0: 16601 34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र विशेष गरी यी तीन पार्टीले लामो समयदेखि देशको नेतृत्व गर्यो र अहिले पनि गरिरहेका छन्। तर नागरिक भने कता कता यी दलको नेतृत्व र नेताहरूले गर्ने व्यवहारबाट दिक्कसकेका छन्। अब दल र व्यक्तिको विकल्प खोजिरहेका छन्। नागरिकको मनोविज्ञान बुझेर केही व्यक्तिले मुख्य गरी यिनै तीन पार्टीको विकल्प दिनुपर्छ भन्दै विभिन्न पार्टी दर्ता गराए, तर अहिलेसम्म वैकल्पिक शक्ति दरिलोका साथ उभिन सकेन। वैकल्पिक पार्टी भन्नेहरूको लिष्ट हेर्ने हो भने लामो छ। 2070 दशकको शुरूआतबाटै विभिन्न किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह विवेकशील नेपाली पार्टीको नाम दिँदै जनताको माझमा आयो। बीबीसी छोडेर रविन्द्र मिश्रले साझा पार्टी खोल्नुभयो, तर जनताले पत्याएन। माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, त्यसै गरी उता मधेसमा सीके राउतले जनमत पार्टी पनि खोल्नुभयो, तर कसैले पत्याएन। पछि विस्तारै ती पार्टी एकअर्कामा गाभिँदै आउन थाले। विवेकशील नेपाली दल र साझा पार्टी बीच 2074 सालमा एकीकरण भई विवेकशील साझा पार्टी बन्यो। विवेकशील साझा पार्टीको नाममा आइसकेपछि कतिपय नागरिकले अबको विकल्प यही पार्टी हो भन्दै पत्याए पनि। पत्याएकै कारण कतिपय स्थानीय तहमा जित पनि हासिल गर्यो, तर पार्टीभित्रको आन्तरिक विवाद गुट उपगुटले गर्दा यो पार्टी नागरिकको विकल्पमा पर्न भने सकेन। आज हामी मंगसिर चारको निर्वाचनलाई केन्द्रित गर्दै जनताले पत्याउन नसकेको वैकल्पिक पार्टी कसरी जनतामा जान्छ र अबको चुनावमा के एजेण्डा छ भन्ने विषयमा आफूलाई वैकल्पिक शक्तिकै रूपमा प्रस्तुत गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौ। समीक्षाज्यू, यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
1: केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: आजभोलि यदि तपाईँले विवेकशील साझालाई नियालिरहनु भएको छ भने पछिल्ला घटनाक्रमहरू धेरै नै सतहमा आइराखेको छ र त्यसकै पार्टीलाई आन्तरिक रूपमा म्यानेज गर्ने, पार्टीलाई पोलिटिकल्ली कहाँ स्ट्यान्ड गराउने र यो परिस्थिति या यो घटनाक्रमबाट पनि विचलित नभइकन आम सदस्य, शुभेच्छुक र विवेकशील साझाका नेताहरूलाई हामी एकै ठाउँमा छौँ, फेरि ऊर्जावान भएर अगाडि बढ्छौँ भन्ने सन्देश दिने र सँगसँगै मङ्सिर चारको निर्वाचनमा निर्वाचन आयोगमा पुर्याउनु पर्ने प्राविधिक कुराहरूदेखि लिएर सबै कुरामा व्यस्त भइराखेको अवस्था छ।
1: मङ्सिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि आउँदैछ, अब 51 दिन मात्र बाँकी छ। अबको चुनावमा कसरी जानुहुन्छ जनताको माझमा चाहिँ?
2: विवेकशील साझाले यसपटक, हामीले अनेस्टली भन्नुपर्दाखेरि विवेकशील साझा तराजु चुनाव चिन्ह लिएर मङ्सिर 4 प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा उपस्थित हुन्छ र हामीले यो बीचमा तपाईँले अघि इन्ट्रोडक्सन दिँदाखेरि पनि वैकल्पिक राजनीतिमा आएको संकटको बारेमा थोरै मेन्सन गर्नुभएको थियो र विवेकशील साझाले यो विगत 16-17 महिना जुन जटिलता भोग्यो त्यो भोगेपछि पनि अझै हामी पोलिटिक्समै छौँ, अझै सुशासनका कुरा गरिरहेछौँ, भ्रष्टाचार रहित समाजका कुरा गरिरहेछौँ, हामी अझै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनु पर्यो, डेलिभरीका मुद्दा उठाइराखेका छौँ भनेर जनतामा एउटा विवेकशील साझा अझै छ भन्ने आशा जगाउने र त्यहाँबाट हामीले अर्को चाहिँ नागरिकलाई अझै पनि झकझक्याउन पुगेको छैन त्यो हिसाबले हामी अगाडि बढाएका छौँ र कस्तो हो भन्दाखेरि कहिले काहीँ आफूले नै यसलाई फर्केर रिफ्लेक्सन गर्दाखेरि 16-17 महिनासम्म चाहिँ वैचारिक विचलन भन्यो, कोही अदालत, कोही निर्वाचन आयोग, कोही कहाँ कहाँ हुँदै गएर केही समूह अझ नयाँ अर्को दलमा प्रवेशसम्म आइपुग्दाखेरि धेरै जटिल अवस्था र घाउ बिहोरेको छ विवेकशील साझाले। यो घाउलाई पनि केही समय त हिल गर्ने टाइम चाहिन्छ। सो यो इलेक्सनलाई चाहिँ हामीले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छौँ र अब हामी फेरि एक ढिक्का भएर एक ठाउँमा आएर यसलाई नयाँ रूप, नयाँ ऊर्जाका साथ चाहिँ मङ्सिर 4 पछि पनि राजनीति हुन्छ भन्ने सन्देश दिन चाहन्छौँ।
1: वैकल्पिक अब नेपालको पहिलेदेखिका पुराना पार्टीको भन्दा पनि अब यसलाई विकल्पमा खोज्नुपर्छ भनेर वैकल्पिक पार्टीको रूपमा तपाईँले प्रस्तुत गर्नुभयो। तर आन्तरिक द्वन्द्वभित्रै आफ्नो पार्टीभित्रै एकीकरण गर्न नसक्नेहरूले जनताको माझमा चाहिँ होइन जनतालाई चाहिँ कसरी सेवा दिनुहुन्छ भनेर जनताले कसरी पत्याउने तपाईँहरूलाई?
2: यसलाई हामीले अलिकति कसरी बुझ्नुपर्छ भन्दाखेरि, राजनीति नागरिकलाई सेवा दिनलाई नै गर्ने हो, नागरिककै मुद्दाहरू उठाएर गर्ने हो। तर राजनीतिक दलमा भएका व्यक्ति चाहिँ कहाँबाट आउने हो त भन्दाखेरि, काहीँ अर्को ठाउँबाट या अर्को ग्रहबाट आउने होइन, यही समाजमा बसेका व्यक्तिहरू चाहिँ आउने हो। र कहिलेकाहीँ एउटा सिकाइ, यो म विवेकशील साझाको 5-6 वर्षको सिकाइलाई एउटा ओपन युनिभर्सिटी किन भन्छु भन्दाखेरि, हामीलाई के लाग्थ्यो भने राम्रो पेसा व्यवसाय गरेको व्यक्तिहरू, राम्रो प्रोफेसनल्सहरू एकै ठाउँमा आउँदा त एकदमै त्यहाँ वैचारिक विचलन पनि नहुने, त्यहाँ साना साना कुरामा त्यो मुद्दाको लागि झगडा नहुने, टुटफुट नहुने होला भनेको त, यहाँ झन् धेरै चाहिँ यो सबैको विचार र यस्तो स्ट्रङ विचार आउने कि मैले भनेको विचार मात्र ठिक हो भन्यो भने हामी कुनै डिरेक्सनमा जान सक्दैनौँ, त्यो लेभलको जटिलता चाहिँ भोगेको हो। र वैकल्पिकलाई नागरिकले पनि कसरी बुझिदिनु भएन भने, यिनीहरू पनि यही समाजभित्र बसेका व्यक्तिहरू हुन् र समाजमा भएको र राजनैतिक दलमा हुने गरेको घटनाहरूले चाहिँ यसलाई प्रभाव पार्छ। राजनैतिक दलमा एउटा के हुन्छ भन्दाखेरि, चुनाव आउने बेलामा ल यसको माहौल अब राम्रो आउँदैछ भनेपछि नेता कार्यकर्ता हुन्छ नि, एउटा दलबाट अर्को दलमा जाने हामीले पुरानो दलमा देखिसकेका छौँ, र नयाँ खोलिएको दलमा पनि त्यो सम्भावना र त्यो कुराहरू चाहिँ भइराखेको छ। र यसलाई सहज रूपमा लिनुपर्छ र स्थिर भएर आफ्नो एउटा विचार बोकेर गइराख्यो भने नागरिकले पत्याउँछन्, र एउटा सर्टेन टाइम आउँछ, हरेक चिजको हरेक दलको एउटा समय हुन्छ। तपाईँ जस्तो उतार चढावमा पनि स्थिर भएर त्यहाँ लागिराख्नु भयो भने गन्तव्यमा अवश्य पुगिन्छ। हो, अहिले हामी मैले अघि भने नि हामीलाई धेरै घाउ चोट पटक लागेको छ, कहिलेकाहीँ त्यो हिलिङ पिरियड पनि चाहिन्छ, र अहिलेको स्थितिलाई चाहिँ मैले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छु। र यो वैचारिक विचलनमा हामी जहाँ जहाँ छुटेका साथीहरू छन्, उहाँ साथीहरूलाई पनि अब फर्केर आएर एकजुट भएर हामी अगाडि बढौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ।
1: यहाँले सामाजिक सञ्जालमा एउटा फोटो पनि राख्नु भएको थियो, तपाईँले तराजु बीचमा राखेर होइन, एउटा काँध तपाईँको र अर्को काँध चाहिँ रविन्द्र मिश्रको थियो, एउटा काँधले त साथ छोड्यो होइन, अब अध्यक्षको पार्टीको अध्यक्षको जिम्मेवारी पनि तपाईँले सम्हाल्नु भएको छ, चुनौतीहरू चाहिँ कतिको छ?
2: हजुर, त्यो फोटो इन्ट्रेस्टिङ छ, त्यो अलिकति मैले त्यो फोटोको बारेमा तपाईँले जुन भन्नुभयो, त्यो फोटो 2074 सालको हामी संघीय चुनावमा जाँदै गर्दाको बेलाको हो होइन, र त्यो फोटो त्यो हिसाबले खिचेको पनि थिएन, म प्रदेश सभाको उम्मेद्वार थिएँ, उहाँ सङ्घको हुनुहुन्थ्यो, तर हिजो त्यो एउटा मिनिङफुल फोटोको रूपमा चाहिँ मैले त्यसलाई प्रस्तुत गरेँ। र कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि, हामीलाई हेर्ने दृष्टिकोण या त हामीले एउटा नेतृत्व गरेको संस्थापक अध्यक्ष चाहिँ अर्कै ठाउँमा जाँदै गर्दाखेरि यो त पुरै विग्रह भयो, यो त सबै भताभुङ्ग भयो भन्ने हुन्छ, तर संस्थाहरू या त पोलिटिकल पार्टी या कुनै पनि संस्थाहरू एउटा व्यक्ति जाँदैमा, एउटा समूह जाँदैमा त्यहाँ अर्को नयाँ नेता जन्मिन्छ, यसरी नै हो नेताहरू जन्मिने, र जसले जटिल परिस्थितिमा यो सबै कुरालाई म्यानेज गर्न सक्छ, अझ परिपक्व बनाउँछ, अझ जटिल स्थितिमा पनि ह्यान्डल गरेको भएर हामीले चाहिँ यसलाई हुन्छ नि नयाँ दिशाबाट, नयाँ सोचबाट, हिजो हामीले रविन्द्रजीले एउटा आइडिया फ्लोट गर्नुभयो, त्यो आइडियामा हामी एकमुष्ट भएर सबैजना अगाडि बढ्यौँ। अबको जिम्मेवारी कस्तो छ भन्दाखेरि, उहाँले नै छोडिसक्दाखेरि पनि यो पार्टी भनेर विवेकशील साझा, यो फोरम तराजु भनेर बस्ने साथीहरू धेरै हुनुहुन्छ, र हामी कलेक्टिभली के का लागि जन्मेका थियौँ, बिचमा हामीले के गर्यौँ, र त्यसले गर्दा हामीलाई कस्तो नेगेटिभ असर पर्यो, यो सबै हामीले भोगिसकेका छौँ। र यो सबै भोगिसकेपछि पनि हामी एक ठाउँमा आएर अब राम्रो रिजल्टको लागि काम गर्न सकेनौँ भने चाहिँ हाम्रो गल्ती हुन्छ, तर हामी साथीभाइहरू कुरा गर्दाखेरि सबैजनामा त्यो एउटा हुन्छ नि समीक्षा चाहिँ भइसकेको छ, र हामीले यहाँनेरि चुक्यौँ, अब हामीले भोलिको दिनमा यहाँनेरि हामी चुक्नु हुँदैन, सायद त्यो विचारमा क्लियरिटी ल्याउनु पर्थ्यो होला पहिले, त्यसमा साङ्गठनिक रूपमा हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा केही विचारहरूमा विमति हुँदैमा सामाजिक सञ्जाल लगायत मिडियामा छताछुल्लो पार्नु हुँदैन, त्यो आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हुने रहेछ, यी सबै लर्निङ प्रोसेस भयो। र अहिलेको स्थितिमा मलाई खुसी चाहिँ किन लाग्छ भन्दाखेरि, विवेकशील साझाले 5 वर्ष जुन यो प्लेटफर्म बनायो, यो प्लेटफर्ममा पोलिटिकल पार्टी वाइज विवेकशील साझा केही होइन भन्दै गर्दा पनि भनिएका ठुला दलहरूले पनि यहाँका नेताहरूलाई चाहिँ तछाड मछाड गरेर हाम्रो पार्टीमा आइदिनु पर्यो, उम्मेदवार बनिदिनु पर्यो भनेर लिइराख्नु भएको छ भनेको यो पनि एउटा पोजिटिभ साइड हो कि उहाँहरूलाई कोही व्यक्ति नै देख्नुहुन्न, यताउता गर्यो विवेकशील साझाकै नेताहरू मात्र देख्नुहुन्छ भनेपछि त्यो पनि हाम्रो चाहिँ एउटा यो अभियानलाई जिउँदो बनाइराख्ने, जहाँ उहाँहरू जुनै ठाउँमा भए पनि काम त फेरि देशकै लागि गर्नुहुन्छ नि। र यति चाहिँ म कन्फिडेन्टली के भन्न चाहन्छु भन्दाखेरि केही साथीहरू अन्य दलमा जानुभयो, उहाँहरू त्यो दलमा गएर पनि हामीले बोकेका मुद्दा नै उठाउनुहुन्छ, त्यही मुद्दालाई प्रमुख भनेर उहाँहरूले वकालत गर्नुहुन्छ भनेपछि हाम्रो शक्ति चाहिँ अझ ठुलो हुँदैछ, त्यो छरिएर अन्य दलमा पनि जाँदैछ भनेपछि यसलाई चाहिँ खुसीको रूपमै मैले लिइराखेको छु। चुनौती चाहिँ धेरै नै छ, यो 15-16 महिना बेसिकली हामी वैचारिक विमति र केही काम नगर्दा पनि विवेकशील साझा भनेर बस्ने साथीहरू सबैजनालाई एक ठाउँमा ल्याउनु पर्नेछ, अझै केही साथीहरू उता अर्को दलमा जाने क्रम छ, उहाँहरूले 10 दिनभित्रमा अझ समायोजन गर्ने के भन्नुभएको छ, त्यो हिसाबले चुनौती ठुलो छ तर त्यो चुनौतीलाई चाहिँ ह्यान्डल गर्न सकिन्छ र फेरि यसलाई नयाँ तरिकाबाट उठाउन सकिन्छ भन्ने ऊर्जा चाहिँ छ।
1: भारतमा केजरीवालको पार्टी आम आदमीलाई देखेर नेपालमा पनि वैकल्पिक शक्तिको स्थापना भएको हो भन्ने पनि सुनिन्छ। भारतको कुरा हेर्दा, भारतमा हेर्दा अब यो आम आदमी पार्टीले दिल्लीमा मात्र होइन पंजाबमा पनि आफ्नो ढोका खुलिसक्यो, होइन सबैतिर फैलियो। नेपालमा भने वैकल्पिक पार्टी पनि खिँदै खिँदै गएको छ। अब यो चुनावमा चाहिँ तपाईँहरूले कसरी वैकल्पिक रूपमा शक्तिको रूपमा आउने योजना बनाउनु भएको छ?
2: सो भारतको एक्जाम्पलमा एउटा के राम्रो पार्ट भइदियो भन्दाखेरि डेलिभरी गर्ने ठाउँमा उहाँ पुग्नु हो। डेलिभरी गर्ने ठाउँमा पुगेपछि चाहिँ के हुन्छ भन्दाखेरि मैले गर्न खोजेको कामहरू यस्तो यस्तो तरिकाले या हामी नेतृत्वमा आयो भने हामीले गर्न खोजेको काम चाहिँ यो हो भनेर उहाँले देखाउने मौका पाउनुभयो। त्यो देखाएको आधारमा त्यसले चाहिँ प्रभाव पार्दै गएर अहिले आएर पन्जाबमा पनि उहाँहरू जित्न सफल हुनुभयो। अब विवेकशील साझाको लागि एउटा नराम्रो झट्का चाहिँ के भयो भन्दाखेरि 74 सालको स्थानीय चुनावमा हामी एकै ठाउँ आएर विवेकशील र साझा एकै ठाउँ आएर कलेक्टिभ उम्मेद्वार दिन नसक्नु एउटा हाम्रो लागि घात भयो, त्यसले मत बाँड्यो, रिजल्ट निकाल्न सकेन, वैकल्पिक राजनीतिको फाउन्डेसन चाहिँ क्रिएट गर्यो। त्यस्तै गरेर संघीय र प्रदेशमा पनि हामीले भने जस्तो रिजल्ट निकाल्न नसक्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुले चाहिँ हामीलाई पनि धेरै असर गर्यो र त्यस पछाडि हामीले जुन साङ्गठनिक रूपमा अगाडि बढाउनु पर्थ्यो पार्टीलाई त्यसरी नबढाएर विभिन्न कुराहरूमा अल्झ्यौँ र पहिलो फुट दोस्रो फुट जुट यो कुराहरूमा अल्झिँदाखेरि चाहिँ एउटा विवेकशील साझा पार्टीले पनि पुरानै दल जस्तो भयो, यिनीहरू पनि जुट फुटमा अल्झिए भन्ने म्यासेज गयो नागरिकमा। तर अस्तिको स्थानीय चुनावलाई हेर्दाखेरि यद्यपि मत राम्रो आएन तर नागरिकले एउटा के भन्नुभयो भन्दाखेरि तपाईँहरूलाई हामीले हेरेर राखेको थियौँ तर तपाईँहरूले बीचमा जे जे गर्नुभयो त्यो कारणले गर्दा तपाईँहरूबाट पनि हाम्रो विश्वास उठेको हो, फेरि पनि तपाईँहरू एक ठाउँमा आएर एउटा राम्रो म्यासेज दिनुभयो जुन हामी एक ढिक्का भएर अगाडि बढ्छौँ, अब टुटफुटबाट सिकेर यो 5 वर्षको भोगाईबाट सिकेर यसलाई नयाँ तरिकाबाट उठाउन चाहन्छौँ भने चाहिँ तपाईँहरूलाई हामी हेरिराखेका छौँ र यसले एउटा 5 वर्षमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको चाहिँ के हो भन्दा युवा पुस्ता महिलाहरूलाई राजनीतिमा आउनुहुन्न, पोलिटिक्स इज अ डर्टी गेम भनेर त्यो ढोका बाहिर पोखरी बाहिर राख्ने जुन थियो त्योबाट चाहिँ मुक्त भएर अब युवाहरू आफै नै पोलिटिक्समा आउनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारीहरू पनि दिइरहनु भएको छ। स्थानीयमा न्यून प्रतिशत भए पनि त्यसले एउटा ठाउँमा पुर्यायो र ठाउँमा पुगेपछि उहाँहरूलाई काम गर्न पनि सहज भयो भनेपछि वातावरण बन्दैछ, त्यहाँनिर उर्वर भूमि पनि छ, हामीले अलि यसलाई एड्रेस गर्ने हिसाबले कलेक्टिभली काम गर्नुपर्नेछ र 5 वर्षमा सिकेका गल्तीहरू र पाठहरूबाट चाहिँ सिकेर अझ अगाडि बढ्नुपर्छ। र यसपटक चुनावमा भनौँ न आउँदै गरेको मङ्सिर 4 हामीले उपस्थिति जनाउने हो र उपस्थिति जनाउँदै गर्दा नागरिकलाई केमा झकझकाउने हो भन्दाखेरि दशकौंदेखि तपाईँका नेतालाई गाली गर्नुहुन्छ तर भोट हाल्ने बेलामा फेरि त्यही नेतामा जानुहुन्छ भने तपाईँमा पनि समस्या छ, हामीले त्यो वातावरणबाट पनि मुक्त हुनु पर्यो। नागरिकलाई नेताहरूले हरेक इलेक्सनमा चाहिँ ढाँटिराखेको छन् कहिलेसम्म हामी ठगिराख्ने र एजेन्डा हेरेर राम्रो व्यक्ति छ भने यो दलको भन्नु परेन, राम्रो व्यक्ति संसदमा पुगेर राम्रो नीति नियम बनाउन सक्छ भने त्यहाँनिर काम गरौँ भन्ने किसिमको माहौल र युवाहरूलाई राजनीतिमा आउने माहौल चाहिँ विवेकशील साझाले बनाउँछ।

0: ए म मेरो प्रोफेसनमै रमाउँछु, राजनीति मेरो मेरो लागि होइन भन्ने व्यक्तिहरू पनि राजनीतिमा आएर अब चाहिँ हामी यहाँ काम गर्नुपर्छ भनेर उहाँहरूको त्यो एक्सपर्टिजलाई राजनीतिमा मिसाउन चाहनुहुन्छ होइन। र स्वतन्त्र एक दुई ठाउँमा आएर काम गर्दै गर्दाखेरि एउटा लहर चाहिँ अहिले चलेको छ, स्वतन्त्र भयो भने जितिन्छ कि भन्ने। तर दुर्भाग्य कहाँनेरि भयो भन्नुहुन्छ भने एउटा स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेद्वारलाई इन्डोर्स गर्न नसक्नु, भनिएका नयाँ खुलेका वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले पनि एकै ठाउँमा आएर राम्रो एउटा कलेक्टिभ उम्मेद्वार उठाउन नसक्नु चाहिँ हाम्रो लागि दुर्भाग्य हो। किन भन्नुहुन्छ भन्दा एउटै ठाउँमा स्वतन्त्र, अर्कोको पनि स्वतन्त्र, अर्कोको पनि स्वतन्त्र गरेर तीनवटा राम्रा उम्मेद्वार भिड्दै गर्दाखेरि जित्ने भनेको चाहिँ पुरानै दलले हो, र यो मिस्टेक हामीले 74 सालमै भोगिसकेको छौँ। आउनु सहकार्य गरौँ भन्दाखेरि पनि अहिले यो स्वतन्त्रको लहरमा सबैजना चाहिँ हुन्छ नि 74 सालमा विवेकशील साझा जुन हाइटमा थियो त्यही हाइटमा बस्न चाहनुहुन्छ। तर मङ्सिर 4 पछिको पनि राजनीति हेर्ने हो भने त्यो सबै स्वतन्त्र उम्मेद्वारहरूलाई एउटा राजनीति गर्छु भन्ने प्लेटफर्म त चाहियो, र उहाँहरू अन्य दलमा भनिएका ठुला दलहरूमा उहाँहरू गएर त्यो पुरानो राजनीति गर्न सक्नुहुन्न। सो उहाँहरूलाई उपयुक्त प्लेटफर्म चाहिँ हामीले बनाइदिइराखेका छौँ, र भोलि मङ्सिर 4 पछि उहाँहरू सबैजनासित सहकार्य गरेर एउटा दरिलो वैकल्पिक राजनीति या नयाँ तेस्रो पोल, तेस्रो ध्रुव चाहिँ निर्माण हुन्छ भन्ने लाग्छ मलाई।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: नेपाल चौतारीमा हामी अबको चुनावमा वैकल्पिक शक्ति भन्ने विषयमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटासँग कुराकानी गरिरहेका छौं। तपाईँका पनि आफ्ना केही उहाँसँग प्रश्न र जिज्ञासा छन् भने फोन गर्न सक्नुहुनेछ। अब हामी भने केही सहभागीको प्रश्न र गुनासो सुन्ने गर्छौं, र यतिखेर बर्दियाबाट रामबहादुर पुलामी हुनुहुन्छ। हेलो रामजी।
3: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ?
3: मेरो चाहिँ अतिथिज्यूलाई पनि नमस्कार, हाम्रो समीक्षा दिदी हुनुहुन्छ होइन, उहाँलाई नमस्कार है।
0: नमस्ते।
3: हेलो।
1: हजुर हजुर, प्रश्न राख्नु न, राख्नु, सुनिराख्नु भएको छ उहाँले।
3: मेरो चाहिँ प्रश्न के रहेको छ भने तपाईँहरू यदि अहिले विवेकशील साझा पार्टी भनेर चाहिँ उ गर्नुभएको छ होइन, तपाईँको चाहिँ मैले काठमाडौँ उम्मेद्वार पनि सुनेको थिएँ, मेयरको उम्मेद्वार त उहाँको चाहिँ पराजय हुनुभयो, तर अहिले संसदमा पनि अब तपाईँहरू प्रवेश गर्दै हुनुहुन्छ। यदि तपाईँहरू संसदमा प्रवेश गर्दै रहँदा मेरो चाहिँ प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरूको लागि तपाईँहरूले कस्तो कस्तो कानुनहरू बनाउनुहुन्छ, मेरो एउटा प्रश्न भयो। र अर्को प्रश्न, तपाईँको यो विवेकशील साझा पार्टीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सदस्यमा भिड्नको लागि कोटाहरू छन् कि छैनन्, मेरो एउटा यो प्रश्न भयो। र अर्को कुरो, तपाईँहरू सत्तामा रहनुभयो भने जुन हामीले जुन खाइपी आएको सामाजिक सुरक्षा भत्तालाई तपाईँहरूले कसरी पूर्णवस्थामा लैजानुहुन्छ, मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। हामी उहाँको जिज्ञासाको जवाफ एकछिनमै राख्नेछौँ। यतिखेर चितवनबाट हुनुहुन्छ तिलक अधिकारी। हेलो। त्यसै गरी उहाँसँगको सम्पर्क विच्छेद भएको छ। बागलुङबाट हुनुहुन्छ अनमोल खत्री। हेलो, नमस्कार अनमोलजी। हेलो हेलो, उहाँसँग पनि कुराकानी हुन सकेन, हामी प्रश्नको जवाफ लिइहालौं। समीक्षाजी, अहिले हामीलाई बर्दियाबाट रामबहादुरले सोध्नु भएको थियो अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ भनेर, के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा, यहाँलाई म जानकारी दिउँ, विवेकशील साझा पार्टी एउटा यस्तो पार्टी हो जहाँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरू पनि सेन्ट्रल कमिटी मेम्बरमा हुनुहुन्थ्यो होइन, हुनुहुन्छ। र विवेकशील साझाको हाम्रो अफिस आफैमा पनि अपाङ्गता मैत्री छ, भनेको हाम्रा

0: सरकारी अफिसहरूदेखि लिएर केही पनि अपाङ्गता मैत्री हुँदैन. यो हामीलाई रियलाइज चाहिँ कतिखेर हुन्छ भन्दा कोही हाम्रो घरमा अपाङ्गता भएको व्यक्ति भयो भने मात्र रियलाइज हुन्छ, नत्र भने हामीले त्यो गर्न सकिरहेको स्थिति छैन. र हामी सरकारमा पुग्दाखेरि अपाङ्गता भएको व्यक्तिलाई पनि सहज हिसाबले बाटोमा आवत जावत गर्न र सरकारी कार्यालयहरूमा के गर्दा उहाँहरूलाई सहज ढङ्गले त्यो सरकारी सेवा लिन चाहिँ सजिलो हुन्छ, त्यसका लागि पनि हामी काम गर्छौँ. र अपाङ्गता मैत्री हाम्रा भवनहरू बन्नुपर्ने हुन्छ, विशेष गरी सरकारी भवनहरू अपाङ्गता मैत्री सार्वजनिक यातायात हुनुपर्ने हुन्छ. यदि अहिले अपाङ्गता भएको व्यक्तिले सार्वजनिक यातायात गर्नु पर्यो भने एकदमै कष्टकर छ, त्यसलाई हामीले सहज ढङ्गबाट चाहिँ त्यस्ता कुराहरूलाई चिर्न सक्छौँ. र अपाङ्गता भएको व्यक्तिहरूलाई हामीले नर्मल व्यक्ति जस्तै स्वपाङ्ग जस्तै हामीले उहाँहरूलाई विभिन्न ठाउँमा चाहिँ कसरी सहज हुन्छ उहाँहरूको जीवन के गर्दाखेरि के नीति ल्याउँदाखेरि त्यो हामीले स्टडी गरेर हामी त्यसमा काम गर्छौँ. र अर्को यहाँले जुन सामाजिक सुरक्षा भत्ता लगायत अन्य कुराहरू जोड्नु भएको थियो त्यसमा के हो भने विवेकशील साझाले उठाउँदै आएको नै लोक कल्याणकारी राज्यको कुरा हो. हामीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै गर्दाखेरि अहिले हाम्रो शिक्षा एकदमै महँगो भएको छ, खर्चिलो पनि भएको छ र व्यवहारिक शिक्षा पनि छैन. र स्वास्थ्यको कुरा गर्नुहुन्छ भने स्वास्थ्य चाहिँ अहिले पैसा भयो भने मैले स्वास्थ्य सेवा लिन सक्छु, पैसा भएन भने चाहिँ म मर्नुपर्ने स्थिति पनि छ. यस्तो स्थितिलाई चिर्नको लागि हामीले लोक कल्याणकारी राज्यका कुरा गरेका छौँ र सार्वजनिक यातायात शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ, यो सुलभ हुनुपर्छ भन्ने कुराहरू चाहिँ गरेका छौँ. त्यति भन्दै गर्दाखेरि फेरि बिजनेस गर्ने व्यक्तिहरूलाई चाहिँ एकदमै कुण्ठित गरेर उहाँहरूलाई ट्याक्स मात्र लगाउने होइन, उहाँहरूलाई पनि राम्रोसँग बिजनेस गर्न दिने र त्यो अर्को जुन वर्ग छ उहाँहरूलाई पनि समावेश गरेर उहाँहरूले अहिलेसम्म हामीले ट्याक्स तिरिरहेछौँ तर ट्याक्स तिरेको कुरा चाहिँ मेरो लागि के बेनिफिट भयो भनेर मैले एज अ व्यक्तिगत रूपमा सोच्ने हो भने त्यो ट्याक्सले मलाई के पनि बेनिफिट गरिराखेको छैन, सबैभन्दा धेरै चाहिँ नेताहरूलाई मात्र बेनिफिट गरेको छ. भनेपछि हाम्रा नीति नियम हामी सरकारमा पुग्दा बन्ने नागरिक केन्द्रित हुन्छन् र नागरिक केन्द्रित, महिला केन्द्रित, युवा केन्द्रित, अपाङ्गता केन्द्रित यस्ता सबै विषयहरूलाई चाहिँ हामीले उठान गरेर त्यसको त्यो तहमा एक्सपर्टहरूसित बसेर नीति नियमहरू चाहिँ निर्माण गर्छौँ.
1: हजुर, फेरि हाम्रो टेलिफोन सम्पर्कमा चितवनबाट तिलक अधिकारी हुनुहुन्छ. हेलो तिलकजी, नमस्कार.
2: हजुर नमस्कार.
1: यहाँको प्रश्न के छ अतिथिलाई?
2: अब यहाँ मेरो प्रश्न त खास छ, अब तपाईँहरूले अब जति पनि जुनसुकै पार्टीको भए पनि तपाईँहरूको एजेन्डा त्यो सपनाहरू मात्रै हुने हो कि त्यो यथार्थ नै हुने हो, त्यो कतिसम्म हदसम्म त्यो एजेन्डाहरू तपाईँहरूले पूर्ण रूपले पालना गर्न सक्नुहुन्छ? त्यही हो.
1: हुन्छ, धन्यवाद. हजुर, उहाँको जवाफ.
0: हजुर, हाम्रो एजेन्डा तबसम्म सपना मात्र हुन्छ जब नागरिकले भोट गरेर विवेकशील साझालाई त्यो बिन्दुमा या त्यो ठाउँमा पुर्याउँदैन तबसम्म सपनै मात्र हुन्छ. किन भन्नुहुन्छ भने एजेन्डा लागू गर्न, एजेन्डा बोल्न, एजेन्डा झकझक्याउन, त्यस्ता किसिमका नीति नियम बनाउनको लागि तपाईँ ठाउँमा पुग्नुपर्ने हुन्छ. नीति नियम बनाउने ठाउँमा चाहिँ तपाईँले भ्रष्टाचारी गुन्डा नेतालाई र यो दलीय भागभण्डामा मुसिएका नेताहरूलाई मात्र पठाउने हो भने उहाँहरूले उहाँहरूको स्वार्थ पूर्ति गर्नका लागि मात्र नीति नियमहरू बनाउनुहुन्छ, नत्र भने एजेन्डा वाइज त कङ्ग्रेस कम्युनिस्टको एजेन्डा वाइज त के पनि समस्या छैन नि. समाजवाद भनेको छ होइन, प्रजातन्त्र लोकतन्त्र भनेको छ, नागरिकलाई हामी यहाँ पुर्याउँछौँ भनेको छ. त्यही एजेन्डा लिएर हरेकचोटि आउँदै हुनुहुन्छ नागरिक माझमा र नागरिकले हरेकचोटि उहाँहरूलाई नै चुनेर पठाउँछ. उहाँहरूले फेरि संसदमा गएर ठग्नुहुन्छ. नागरिकता जस्तो विधेयकमा उहाँहरू स्पष्ट भएर आउनुहुन्न. एमसिसी जस्तो चिजलाई पारित गर्नुहुन्छ, नागरिकले नगर भन्दा भन्दै पनि उहाँहरू त्यस्ता चिजहरूमा खेल्नुहुन्छ. अनि फेरि हामी उहाँहरूलाई नै भोट दिन्छौँ अनि विवेकशील साझा चाहिँ बाहिर बसेर यही मुद्दाहरू उठाइराखेको हुन्छ तबसम्म जबसम्म नागरिकले बताएर नीति निर्माण गर्ने ठाउँमा पुग्दैन. र यहाँहरूले देखेको सपना र विवेकशील साझाले देखेको सपनालाई, यो एजेन्डालाई सपना भन्दा विपनामा लग्ने हो भने चाहिँ हामीले भोट गर्ने बेलामा तराजु पनि सम्झिनु पर्यो, नत्र भने त हामीले एजेन्डा चाहिँ बोलिराखेका छौँ, एजेन्डाको लागि वकालत पनि गर्छौँ तर हामी त्यो नीति निर्माण गर्ने ठाउँमा चाहिँ पुग्न सक्दैनौँ.
1: हजुर, यहाँले एजेन्डाको कुराकानी गरिराख्दा विश्लेषकहरूले चाहिँ के भनिराख्नु भएको छ भने अहिलेका जुन विकल्पमा हामी वैकल्पिक हौं भनेर आएका पार्टीहरूमा चाहिँ एजेन्डा त्यति राम्रो छैन, आफै के एजेन्डा हो भन्ने स्पष्ट छैन, अलमलमा परिरहेका छन्, त्यसैले पनि वैकल्पिक शक्ति माथि आउन नसकेको हो भनेर विश्लेषण गर्नुहुन्छ। तपाईँहरूको खासमा एजेन्डाहरू चाहिँ के हो?
0: यसलाई हामीले मूलभूत रूपमा के भन्यौँ भन्दाखेरि, विवेकशील साझा जब 74 सालमा जन्म भयो, यो व्यवस्था होइन अवस्था परिवर्तन गर्ने भनेर अगाडि बढेको हो होइन। र कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने स्ट्रङ एजेन्डा ल्यायो भने पनि फेरि यिनीहरू चाहिँ संविधानले प्राप्त गरेको, यत्रो जनआन्दोलनले प्राप्त गरेको चिजलाई गिजोल्न लाग्यो भनेर रविन्द्र मिश्रले एजेन्डै ल्याउँछु भनेर एजेन्डा परिवर्तन गर्दा त फेरि त्यो लेभलको कुराहरू त आयो नि। अनि तपाईँ हामी विवेकशील साझा एज अ टिम चाहिँ त्यो एजेन्डामा अब छोडिदिउँ, संविधानले प्राप्त गरेका उपलब्धिहरूलाई चाहिँ अझ परिष्कृत गर्दै हामी अगाडि बढौँ। त्यहाँनिर प्राप्त गरेका उपलब्धि नै सबै कुरा होइन, तर त्यहाँबाट अगाडि बढ्ने एउटा बिन्दु हो, त्यसलाई लागू गरेर त्यसमा भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छौँ भन्दा तपाईँहरूसित एजेन्डा छैन भन्नुहुन्छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ र शिक्षा र स्वास्थ्यमा हामीले लगानी गर्नुपर्छ भनेको यो एजेन्डै हो के? किन भन्नुहुन्छ भने अहिले हाम्रो अस्तिमा पनि भर्खरै प्लस टूको रिजल्ट जुन सार्वजनिक भयो त्यसले त हाम्रो युवा पुस्ताहरूको शैक्षिक गुणस्तर कतातिर जाँदैछ भनेर देखाउँछ, र त्यो युवा भनेको भोलि हाम्रो देशलाई नेतृत्व गर्ने युवा वर्ग हो। अनि त्यो वर्गलाई हामीले एड्रेस नगरेर हुन्छ, अनि शिक्षा चाहिँ एजेन्डा हुँदैन। स्वास्थ्य, हाम्रो नागरिकको आम नागरिकको स्वास्थ्यमा यसरी खेलवाड गरेर स्वास्थ्यका मुद्दा उठाउँदाखेरि स्वास्थ्यको पनि एजेन्डा हुन्छ। हो, नेताहरू गएर सिङ्गापुरमा उपचार गर्नुहुन्छ, उहाँहरूको लागि नहुन सक्छ, तर अहिले पनि आधा सुत्केरी गराउँदै गर्दा डोकोमा बसेर अस्पतालको सेवा प्राप्त नगर्ने महिलाहरूलाई या त नगर्ने नागरिकहरूलाई सोध्ने हो भने उहाँहरूको लागि एजेन्डा भनेको स्वास्थ्यकै एजेन्डा हो। सार्वजनिक यातायातमा व्यस्तता यति धेरै छ र अहिले हामी सुलभ सार्वजनिक यातायात प्राप्त गर्न सक्दैनौँ, अनि सार्वजनिक यातायातमा लगानी गर्नुपर्छ, पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ, यी जहाँनिर सम्भावना छ त्यहाँनिर लगानी गर्नुपर्छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउनुपर्छ र लोक कल्याणकारी राज्यको अवधारणालाई अगाडि सार्दै गर्दाखेरि नागरिकलाई पनि कसरी सुखी बनाउने, खुसी बनाउने र नागरिकले चाहेको न्यूनतम बेसिक कुराहरू कसरी दिने भन्ने कुरामा हामीले फोकस गर्दा तिमीहरूको एजेन्डा भएन भन्छ। अब संविधानले प्राप्त गरेका कुराहरूको अगेन्स्टमा बोल्यो, यो त संविधानले बोलिसकेकोमा अझ तिमीहरू फेरि यहाँनेरि फेरि विवाद निकाल्ने भन्ने कुराहरू छ। त्यही भएर विवेकशील साझाले उठाएका यी यावत एजेन्डाहरू चाहिँ आजको आवश्यकता हो। यदि हामी डेलिभरी साँच्चै भन्नुहुन्छ भने हाम्रो नीति नियम जे जे बनेका छन् त्यसमा थोरै सुधार गर्नुपर्ने होला, तर ती नीति नियमलाई एउटा सही हिसाबले हामीले इम्प्लिमेन्ट मात्र गर्ने हो, कार्यान्वयन मात्र गर्ने हो भने पनि हामी यहाँभन्दा अझै अगाडि बढ्न सक्छौँ। तर हामी त्यो कार्यान्वयन किन गर्न चाहँदैनौँ भन्दा हामी नीति निर्माण नै कोही व्यक्तिको या कोही समूहको लागि बनाउँछौँ, हरेक व्यक्तिलाई या त रोजगारी सृजना गर्ने नीति नियम बनाउँदैनौँ कि नेपालबाट हामी युवालाई चाहिँ विदेश पलायन हुने र रेमिटेन्सको आधारमा मात्र देशमा बस्ने स्थिति बनाउँछौँ। कहिलेसम्म हामी युवा र नेपालका युवाहरू बेचेर उनीहरूको सपना बेचेर देश धान्ने? यहीँनेरि हामीले स्वरोजगारका कार्यक्रमहरू किन ल्याउन सक्दैनौँ? पर्यटनमा यति धेरै सम्भावना छ, पर्यटन क्षेत्रमा हामी किन लगानी गर्न चाहँदैनौँ? अहिले नयाँ नयाँ अन्टरप्रेनरहरू खुलिराखेका छन्, अन्टरप्रेनरसिपको कन्सेप्ट आइराखेको छ, स्टार्टअपहरू आइराखेको छ, आइटी कम्पनीहरू चाहिँ वर्ल्ड वाइड तपाईँ जहाँ बसे पनि नेपालमा आउटसोर्स गर्ने, नेपालका जनशक्तिहरू विदेशमा बिकिरहेछन्, तर हामी हाम्रो जनशक्तिलाई प्रयोग गर्न सकिराखेका छैनौँ। हाम्रो वैदेशिक लगानीको कुरा गरिन्छ, तर वैदेशिक लगानीमा आउनलाई यति धेरै हर्डल्सहरू प्राप्त पार गर्नुपर्छ कि कोही पनि विदेशी लगानी गर्न सक्दैन। हामीले आइटी पार्क बनाउँछौँ, तर त्यो आइटी पार्कलाई राम्रोसँग कन्सेप्ट वाइज हामीले ट्याक्स क्रेडिट दिएर विभिन्न कुराहरूमा छुट दिने हो भने यहाँ आइटीमै सम्भावना छ, यहाँ टुरिज्ममै सम्भावना छ, यहाँ जल विद्युतमै सम्भावना छ। तर हामी सबैजना टुक्रे टुक्रे कार्यक्रमहरूमा फोकस गर्छौँ, नीतिगत रूपमा एउटा सिङ्गो कार्यक्रम र देशलाई रूपान्तरण हुने कार्यक्रममा फोकस नगर्दाखेरि चाहिँ यो स्थिति भएको। अब अझै पनि अब विभिन्न एजेन्डा मात्र उठाएर अनि फेरि नागरिकलाई चाहिँ फेरि आन्दोलन उन्मुख लग्ने कि अब जे जस्तो व्यवस्था भए पनि ठिकै छ, अब हामी अवस्था परिवर्तनको लागि काम गरौँ भन्ने हो? यो अवस्था परिवर्तन डेलिभरीका कुराहरू, मुद्दाहरू र हामीलाई हरेक दिन काम गर्दा चाहिँ बेसिक आम नागरिक 3 करोड नेपाली जनताले नेपाली नागरिकले बुझ्ने सामान्य कुरा चाहिँ हाम्रा एजेन्डा हुन्।
1: हजुर, यतिखेर कोही श्रोता फेरि आउनु भएको छ, अछामबाट उषा ढुङ्गाना। हेलो उषाजी।
3: हजुर नमस्कार।
1: हजुर यहाँको प्रश्न।
3: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, विवेकशील साझा पार्टीले विगतमा कस्ता कार्यहरू गरेको थियो, वर्तमान समयको मङ्सिर 4 गतेको निर्वाचनपछि कस्ता कार्यहरू गर्ने योजना बनाएको छ, महिला पिछडिएका वर्गलाई अगाडि बढाउन कस्तो योजना बनाएको छ, र विक्रम सम्बत 2046 सालको बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण किन थियो, वर्तमान समयमा बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलको भूमिका महत्वपूर्ण छ कि छैन।
1: हुन्छ, धन्यवाद। अछामबाट मेनका ढुङ्गाना हुनुहुन्थ्यो, हामी उहाँको प्रश्नको जवाफ एकछिनमै लिनेछौ। भोजपुरबाट तुलमान तामाङ हुनुहुन्छ। हेलो नमस्कार।
4: हजुर नमस्कार। हजुर
1: हजुर यहाँको प्रश्न के छ?
4: मेरो प्रश्न के हो भने, विवेकशील साझा पार्टीलाई विश्वास गर्नुपर्ने आधारहरू के छ भोलि गएर? जस्तै गत सालको स्थानीय चुनावमा पनि तामझाम सहित तयारी गरेको राजनीतिक दललाई पछाडि पारेर स्वतन्त्रहरू विजय भएको ठाउँहरू धेरै छ। अर्कोतिर अब 17,000 नागरिक मारेर जन्मेको पार्टी र अब विवेकशील पार्टी, एकजना मान्छे नै नमारी जन्मेको पार्टीमा के फरक छ? हामी जनताले विश्वास गरेर भोट दिनुपर्ने आधारहरू एक दुईवटा बताइदिनु भए हुन्थ्यो कि।
1: हुन्छ धन्यवाद। राम पाण्डे हुनुहुन्छ लमजुङबाट। हेलो रामजी नमस्कार।
5: नमस्कार हजुर।
1: हजुर यहाँको प्रश्न चाहिँ के छ हाम्रो अतिथिलाई?
5: हुन्छ आजको अतिथिजीलाई पनि नमस्कार।
0: नमस्ते।
5: हजुर मेरो प्रश्न चाहिँ एक प्रकारको रहेको छ, होइन, विवेकशील पार्टी भनेको चाहिँ शक्ति पार्टी भनेको चाहिँ कस्तो खालको पार्टी हो? यो चाहिँ मेरो पहिलो प्रश्न भयो होइन। अनि दोस्रो प्रश्न भनेको चाहिँ, यहाँहरू चुनाव जितेर सत्तामा गइसके पछाडि चाहिँ यहाँले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ के कसरी हेर्नुहुन्छ?
1: हुन्छ धन्यवाद। राम पाण्डेले भन्नुभएको प्रश्नको जवाफ अघि पनि आइसकेको छ, हामीले माथि दिइसकेका छौँ। अर्को बर्दियाको साथीले सोध्नु भएको थियो। समीक्षाज्यू, हामी उषा ढुङ्गानाको प्रश्नको जवाफ लिउँ। सबैभन्दा पहिले उहाँले अछामबाट सोध्नु भएको थियो, यो अहिलेसम्म साझाले के गर्यो र अबको चुनावपछि के गर्छ भन्ने उहाँको प्रश्नको जवाफ के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा कुनै पनि हस्तक्षेपकारी बिन्दुमा पुगेको छैन र थिएन, होइन। 74 सालमा विवेकशील साझा स्थापना भएपछि राष्ट्रिय राजनीतिमा भएका विभिन्न घटनाक्रमहरूमा, विभिन्न एजेन्डाहरूमा विवेकशील साझाले प्रमुख प्रतिपक्ष भन्छु, किनभने यहाँ त कङ्ग्रेस, एमाले या अन्य दलहरू एकै ठाउँ हो के, उहाँहरू प्रतिपक्ष पनि होइन, उहाँहरू सबै सत्तापक्ष हो। र विवेकशील साझाले चाहिँ सडकबाटै प्रमुख प्रतिपक्षको भूमिका खेल्यो, चाहे त्यो डाक्टर गोविन्द केसीको आन्दोलनको कुरामा होस्, शिक्षा र स्वास्थ्यका मुद्दामा होस्, चाहे त्यो एमसिसीको मुद्दामा होस्, चाहे त्यो राष्ट्रघाती अन्य कुनै विधेयकहरूको बेलामा होस्। र हामीले बागमती प्रदेशमा चाहिँ 3 सांसद पठाउन सकेका थियौँ, र बागमती प्रदेशमा 3 सांसदले गर्न सक्ने के थियो भन्दाखेरि, आवाज उठाउने, नागरिकका, बागमती प्रदेशका नागरिकका आवाजहरू चाहिँ संसदमा लगेर व्यक्त गर्ने र संसदले चाहेका कुराहरू गर्ने, र त्यो हामीले गर्यौँ। र विवेकशील साझा सत्तामा गयो भने के गर्छ भन्दाखेरि, विवेकशील साझाले चाहिँ यो जुन सांसदहरूको सांसद विकास कोष लिनेछ प्रचलन, त्यो चाहिँ खारेज हुनुपर्छ भन्ने माग गरेको छ। विवेकशील साझाबाट गएका सांसदहरूले त्यस्तो लिँदैनन्, किन भन्दा त्यो टुक्रे टुक्रे आयोजना लिएर फेरि पनि राज्य दोहन गर्ने ठाउँमा हामी जान चाहँदैनौँ। र विवेकशील साझाले यो बीचमा अन्य गरेका काम, भ्रष्टाचार, ठुला माछा समाउ अभियान, भ्रष्टाचार विरोधी अभियान चलायो, ठुला माछा समाउ अभियान भनेर देशभरि चलायो, भ्रष्टाचारको विरोधमा चाहिँ विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्यो, त्यस्तै कोभिडको बेलामा हेल्प डेस्कहरू चलायो, त्यस्तै गरेर तातो भात अभियान, कोभिडको बेलामा तातो भात अभियान चलायो, र सरकारले चाहिँ या त काठमाडौँ महानगरको मेयरले त्यो बेलामा खुला मञ्चमा खान पाउँ, त्यहाँनिर वितरण गर्न पाइँदैन भन्दा विवेकशील साझाले आवाज उठाएर त्यसको अगेन्स्टमा आवाज उठाएर त्यहाँनिर तातो भात बाँड्न पाउनुपर्छ भन्ने अभियान चलायो। त्यस्तै गरेर शिक्षा र स्वास्थ्यको विषयमा हाम्रो स्वास्थ्य साझा सरोकार भनेर बागमती प्रदेशले महिलाहरूको स्वास्थ्यको कुरामा एड्रेस गर्ने कुरामा अभियानहरू चलायो। र हामी ठाउँमा नहुँदा हामीले गर्ने भनेको चाहिँ यी यस्तै अभियानहरू र राष्ट्रिय राजनीतिका मुद्दाहरूमा प्रखर भएर बोल्ने। त्यो बोल्ने क्रममा या त आफ्नो स्पष्ट धारणा राख्ने क्रममा चाहिँ विवेकशील साझा सधैँ पनि अगाडि अब्बल भएर त्यस्ता धारणाहरूमा स्पष्ट एजेन्डा राख्यो र महिलाहरूको हकमा अहिले त विवेकशील साझा नै यस्तो दल थियो जहाँनिर 33% महिलाको सहभागिता थियो र महिलालाई राजनीतिमा ल्याउनुपर्छ, पिछडिएका वर्गहरू र सबै किसिमका साथीहरू चाहिँ राजनीतिमा आउनुपर्छ भनेर हामीले विभिन्न ठाउँमा जोड्ने प्रयास गरिराखेका छौँ र जोडिराखेका पनि छौँ।
1: हजुर, त्यसै गरेर तुलमान भोजपुरबाट तामाङले सोध्नु भएको थियो, तुलमान तामाङले यो विश्वास गर्ने आधार के भनेर, के हो त विवेकशील साझा पार्टीलाई विश्वास गर्ने आधार?
0: तपाईँले अन्य दलले बोलेको झुटलाई चाहिँ सधैँ विश्वास गर्नुहुन्छ, विवेकशील साझालाई एकचोटि हेर्ने हो र तपाईँले तपाईँले नै भन्नुभयो 17,000 मारेकालाई हामीले विश्वास गर्यौँ, तपाईँहरू त एकजना पनि नमारिकन राजनीतिमा आउनु भएको छ। हामी हो नेपालमै जन्मेको नेपाली नागरिकको लागि जन्मेको पार्टी हो, हामी मान्छे मारेर आएका छैनौँ, त्यही भएर तपाईँहरूले यिनीहरू आन्दोलनविहीन आएको भएर विश्वास नगर्ने हो भने त्यो गलत हो। हामी त यहीँ एउटा सम्भावना खोज्दैछौँ र राजनीति फरक तरिकाले मान्छे मारेर आन्दोलन गरेर मात्र हुँदैन, यहीँ बसेर अन्य विभिन्न तरिकाले पनि हुन्छ भन्ने हो। विवेकशील साझा अहिलेसम्म डेलिभरी गर्ने ठाउँमा पुगेको छैन, पुगेपछि पनि भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धताका साथ यहाँहरूले विश्वास गर्ने हो। यहाँका नेताहरूले या त अन्य दलका नेताहरूले भ्रष्टाचार गर्यो भनेर विरोध गर्छौँ भने हामी भ्रष्टाचार गर्दैनौँ भनिराखेका छौँ, त्यो कुरामा विश्वास गर्ने हो। सुशासनका मुद्दा उठाउँछौँ तर सुशासन लागू हुन सकेको छैन, गुड गभर्नेन्सको कुरा उठाउँछौँ, गुड गभर्नेन्स छ कि छैन हामीलाई थाहा छैन, विवेकशील साझाले गुड गभर्नेन्सको वकालत गर्छ र नागरिकलाई पनि हामीले झकझक्याएर नागरिकलाई पनि जिम्मेवार बनाउन चाहन्छौँ। तपाईँको वडा, तपाईँको नगर, तपाईँको गाउँपालिकामा कति बजेट आउँछ, त्यो बजेटमा के काम भयो भएन, कस्तो किसिमको काम भयो, कमसल भयो कि साँच्चीकै राम्रो काम भयो, तपाईँले नागरिकलाई या त त्यो वडाका वडा अध्यक्षहरू गाउँपालिका अध्यक्षहरूलाई यहाँहरूले कसरी झकझक्याउनुहुन्छ भन्ने यो सबै कुराहरूमा चाहिँ विवेकशील साझालाई विश्वास गर्नुपर्छ। र अर्को एउटा भनेको, जबसम्म हामी त्यो ठाउँमा पुग्दैनौँ यहाँहरूले हेरिदिनु पर्यो यिनीहरू निरन्तर लागिराखेका छन् कि छैनन्, होइन यिनीहरू एक वर्ष आयो एउटा लहरमा खुलेको हो कि सङ्घर्ष गर्दैछन् भन्दा झन्नै विवेकशील र साझा जोड्ने हो भने विवेकशील साझाको अभियान 8-10 वर्षको भयो, हामीले केही पद प्राप्त पनि गरेको छैन, यो दुःख चाहिँ झेलिराखेको छौँ, किन भन्दाखेरि यो परिवर्तन होस् भन्ने चाहन्छौँ। भनेपछि यी यावत कुरालाई यहाँहरूले विचार गरिदिनु भयो भने विवेकशील साझालाई विश्वास गर्ने आधार यहाँहरूले स्पष्ट देख्नु भएको छ र अन्य दलका नेतालाई विश्वास नगर्ने आधार, किनभने एकचोटि पो मान्छेले ल मैले गर्न सकिनँ भन्ला, एकचोटि होइन, दुईचोटि होइन, तिनचोटि होइन, चारचोटि पटक पटक एउटै व्यक्ति चाहिँ नेता बन्ने र उसले काम नगर्दा पनि यहाँहरूले विश्वास गरिरहनु भएको छ भने विवेकशील साझालाई एकचोटि मौका दिनुहोस् र काम गर्न सकेन भने यहाँहरूले नै बरु फालिदिनुहोस् अर्कोचोटि, तिमीहरू कामै लागेनौ भनिदिनुहोस्, तर राम्रो व्यक्ति ठाउँमा पुग्यो भने काम हुन्छ भन्ने त यहाँहरूले उदाहरण देखिसक्नु भएको छ। यी यावत कुरालाई मध्यनजर गरिदिनु भयो भने यही नै हो विवेकशील साझालाई विश्वास गर्ने ग्राउन्ड र अब आउने चुनावमा चाहिँ स्थानीय चुनावमा भनौँ न, अब 5 वर्षपछिको स्थानीय चुनावमा चाहिँ एटलिस्ट यहाँहरूले देख्ने ठाउँ छ, फेटा गाउँपालिकालाई हामी नमुना गाउँपालिका बनाउन चाहन्छौँ र त्योबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ विवेकशील साझालाई किन विश्वास गर्ने भनेर।
1: हुन्छ, यहाँले यो अबको चुनावमा वैकल्पिक शक्ति कसरी अगाडि जान्छ, वैकल्पिक शक्ति अगाडि आउन नसक्नुको कारण र आफ्नो पार्टीको अब चुनावी एजेन्डाको बारेमा कसरी जान्छ भन्ने विषयमा हामीलाई समय दिएर आफ्ना कुराहरू राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: एन्टिना फाउन्डेसन नेपाल र यो कार्यक्रममा पनि विवेकशील साझाको बारेमा कुरा गर आफ्ना विचारहरू र नागरिकले सोध्नुभएका प्रश्नहरूको जवाफ दिने मौका जुन यहाँहरूले प्रदान गरिदिनुभयो र विवेकशील साझाको बारेमा एउटा सबै नागरिकलाई अवेर गराउने पनि जुन मौका दिनुभयो त्यसको लागि पनि यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: नेपाल चौतारीमा आज हामीले अबको निर्वाचनमा वैकल्पिक शक्ति कसरी जान्छ भन्ने विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भई आफ्ना कुरा राखिदिनु भएकोमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद। अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा आशा राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हौस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 46
2: कस्तो कटक्कै मन खाने बिरुवाको गीत नैन आँसु थाम्नै सकिनँ मैले त
3: ए निमगली दिदी सन्चै हुनुहुन्छ नि दिदी
2: तनलाई त सन्चै छ मन भने यस्तै त हो कहिले पुग्छ चङ्खेलीका लेख कहिले कर्णालीका छान् ए सन्देश के उभिरा बस् त यहाँ
3: सामा जे होस् नाति बजेको सङ्गत बढ्या छ अझ
2: मेरो नातिले मलाई माया गर्छ मेरो बुढेसकालको सहारा यही त हो खा खा चाउचो नपोखेर खा त्यास
3: खा
2: अनि चकचक पनि नगर चकचक गरिस् भने फेरि अर्को चाउचाउ किन्दिन नि
3: गर्दिन आमा म उता खेल्छु नि है
2: खेल खेल धेरै उता दिलतिर चाहिँ नजानु नि लडिन्छ फेरि
3: हस् आमा
2: नैन ज्यान त खर्लप्पै सुकेछ त तिम्रो के भनेदेखि यसो मिठो मसिनो खाने गर्दिनौ कि के हो
3: पाकेको खानकी पनि एक्लो घाँटीमा त नछिर्दो रहेछ दिदी
2: तिम्रा पोरी नेपाल फर्किन नरे
3: मैले आङ खस्ने व्यथा लागेको कुरा पनि भनेकै हो अब आउँछु आउँछु भने पनि कति महिना भइसक्यो आउन्नन् खै
2: अनि छोराबारी नि छोराबारी उनीहरू गाउँ फर्किन्न रे
3: पहाडमा खनी खोस्टी गरेर खान गाह्रो भयो भनेर सहर सरेका के फर्किन्थे त नि
2: मेरो पनि त्यस्तै छ हेर के भनेदेखि बुढा खसेपछि अरू छोराछोरी सबै लाखापाखा लागे कान्छो छोरो भनेर यही उत्सवसँगै बसे पहिला पहिला तोलाको वचन खोलामा जान दिन्थेन अहिले त बोली साध्यै हुन्न मुख मुखै मुख मुखै
3: सबैका त्यस्तै रहेछन् कसको पो गतिलो छ र कली लागेको कि खै के भन्थे त्यही हो कि
2: के भनेदेखि छोराहरू स्वास्नीको फरियामा बेरिन थालेपछि बाबुआमाबाट पराई हुँदै जाँदो रहेछन् नैना
3: अचेल फेरि झै झगडा पर्या हो र दिदी
2: उत्सवको रात दिन तिनै आमा छोरीको गुमुत हुँदैमा बित्न थाले छ छोरो भएर यसो किन गर्छस् भन्दा मसँग मुख मुखै लाग्छ
3: मेरो पनि त्यही भए त हो नि दिदी बिहे गरेको छ महिनामै स्वास्नीको कुरा सुनेर छोरो घर छोडेर उसैको पछि लाएर हिँड्यो धन्न उत्सव त तपाईँसँगै छ नि
2: सँगै छ भनेर पो क्या हार्नु के भनेदेखि स्वास्नीले के सिकाएकी छ कुन्नी घर धितोमा राखेर ब्याङ्काबाट ऋण निकालौँ भन्दै थियो अस्ति त
3: हो र अनि
2: न त्यसले स्वास्नीका कुरा सुन्न छोड्यो न मैले घर राखेर ऋण निकाल्न दिएँ
3: ठिक गर्नुभएछ दिदी अहिले मेरो छोरा बुहारी भनेर दियो पछि बेचबाज पारेर घर नघाटको पार्दा रहेछ
2: यसको हजुरबाउले दुःख जेलो गरेर खाई नखाई जोडेको सम्पत्ति हो धन्न पछि बजार बढ्यो त्यो घर बनाउने बेला काठ र ढुङ्गा बोक्दा गएका ढाडका छालाको दाम अझै होला यतिकै दिन्छु
3: हो त नि दिदी दिनुहुन्न
2: पछि परानले छोड्ने बेलासम्म यसका हजुरबाले छोराहरूको भर छैन बुढेसकालमा दुःख पाउलिस् घर चाहिँ कसैलाई नदिएस् पछि बजार बढ्ला यो घरले पनि भाउ पाउँछ भन्या झल्झली सम्झन्छु
3: के गर्नुहुन्छ छोरा बुहारीको ध्यान न यही सम्पत्तिमा हुने रहेछ हुन त पछि खाने पनि तिनीहरू नै हो
2: मेरो सम्पत्ति मेरो मर्जी के भनेदेखि खाए नि यी बरु यही नातिले खाला पछि दिन्छु तिनीहरूलाई खुब
3: तागत हुन्जेल त लड्नु होला दिदी अनि तागत सकिँदै गएपछि नि
2: अझै त ज्यान रगत तागत दुवै छ नि होइन के भनेदेखि तिनीहरूका अघि झुकुम लार म बरु तिनीहरूलाई नि घरबाट भूत लखेटे चाहिँ लखेट्छु
3: छोरा त आफ्नै हो नि त्यसमाथि कान्छो छोरो मायाको पोको
2: हुन त हो तर साह्रै जोइ टिङ्ग्री हुन थाल्यो त के गर्नु के भनेदेखि त्यसको बानी सुधार्न पनि मैले रमालाई घरबाट धपाउने जुत्ती निकालिसकेका छु बुझ्यौ

0: हे प्रभु, मेरो घर परिवार सबैको रक्षा गर्नुहोस्। हे भगवान्, जय माता रानी, जय त्रिपुरा सुन्दरी।
1: सौगात काबा, त्यो आरी दिनु त
0: यो
1: अर्को सानो चाहिँ दिनु न, आज नुहाउने धेरै लागेको छैन क्या।
0: ल ल,
1: भगवतीले भनेको कुरा हो नै रहेछ भने के गर्ने होला बुढो।
0: अब तिनका कुरा पत्याएर पनि हुन्छ?
1: अस्ति पनि दुईजना बाटोमा गफ गर्दै थिए भन्दै हुनुहुन्थ्यो गुरुदेवी दिदी।
0: अब गफै गर्दैमा तिनीहरू बीच केही छ भन्ने हुन्छ र भने।
1: यो बुढोको कुरो सुनेर पनि पारो तात्छ भने हावा नचली पाप हल्लिन्छ।
0: हाम्रा सौगातले प्रगति गर्ला भन्ने रिसले नाम बिगार्न खोजेका पनि त हुन सक्छन् नि।
1: सौगातले महेशलाई आफ्नै मुखले भने अरे, महेशले बढी कुरा गर्ला त आफ्नै स्वाइनीसँग।
0: अब हेर, सौगातको ठकुर्नाको पसलमा जाने काम परिरहन्छ, कामले गए बेला अप्सरासँग गफ गफ भयो होला। एउटी केटीसँग गफ गर्दैमा त केही हुन्न है।
1: खै के हो के हो,
0: नौनी निकालिसकिएन?
1: सक्यो,
0: भात पस्किन त, भोक लागिसक्यो।
1: मलाई त खान पनि मन छैन, दिउँसो भगवतीले त्यो कुरा सुनाएपछि त टाउकै भारी भइरहेको छ।
0: हेर प्रेम कुमारी, तनाव मात्र लिएर केही हुँदैन, अहिले सौगात आउँछ अनि कुरा गरौँला। ल भात पस्कि, अनि कान्छीले खाइ
1: खाइसकी। आज स्कुलको पाठ धेरै छ रे, कोठामा पाठ भोग्दै होली।
0: तरकारी के पकाएको त?
1: मस्यौरा र आलु।
0: अचार बनाइनस्?
1: अँ, खुर्सानी पोलिदिएको छु।
0: सौगात पनि आयो त, त्यसलाई नि पस्के भयो। ल त पनि हात धोएर भात खान आइज सौगात।
2: म त एकछिनमा खाउँला, बरु एक बटुको मही दिनु न आमा, कस्तो खर भएको छ।
1: ल
2: अनुहार कस्तो अँध्यारो भएको छ आमा, सन्चो भएन?
1: खै सन्चो छ भन्नु कि छैन भन्नु, छोराछोरीले शिर ठाडो पारेर हिँड्न दिए पो।
2: के भएर?
0: तेरा बारेमा गाउँभरि हल्ला चल्या छ।
2: मेरा बारेमा के हल्ला?
1: अप्सरालाई माया गर्छस् रे त तैँले, कुरा के हो?
2: कसले भने?
0: कसले भन्यो भन्दा पनि यो कुरा हो कि होइन भनेर हामी तेरै मुखबाट सुन्न चाहन्छौ।
2: अब मैले के भन्ने?
0: जे हो त्यही भन्ने। गाउँले बढी कुरा गरे हुन् कि हाम्रै मान्छेको बुद्धि बिग्रिया हो, हामीले पनि त थाहा पाउनु पर्यो।
2: कसैलाई मन पराउँदैमा बुद्धि बिग्रिया हुन्छ र बुवा।
0: ए, यसको मतलब गाउँलेका कुरा सही होइन त?
1: देख्नुभयो, मैले भगवतीले नभएको कुरा गरे होइन भने होइन तपाईँलाई।
0: ठुक्क मुर्दार, यही दिन देखाउनलाई तैँले आजसम्म बिहा नगरी बस्या होला होइन? अर्का कि स्वाइनीसँग नाम जोड्न अलिकति पनि लाज लागेन तँलाई?
2: अप्सरा अब आफ्नो श्रीमानसँग बस्दै बस्दिन भने हामीले एकअर्काले मन पराउँदा के गलत भयो बुवा?
0: हेर सौगात, तँ मसँग यस्ता कुरा नगर, जे हुनु भइगयो। हामीलाई आफ्नो छोराको लागि त्यस्तै केटी चाहिँदैन, बुझिस्?
2: तपाईँले छोड भन्ने बित्तिकै छोड्न सक्ने हो र बुवा। म अप्सरालाई माया गर्छु र उसैसँग आफ्नो सम्पूर्ण जीवन बिताउने निर्णय गरिसकेको छु।

0: यो राजु फेरि रुन थाल्यो। ओए, कसैले यसको गर्लफ्रेन्ड बोलाइदेऊ न, यो त रुँदा रुँदै मर्ने भयो यार।
1: अस्तिदेखि नै शिवरात्रिमा शिवजीको बुटी खाने भन्दै थियो, आज शिवजीको बुटी खाएपछि त आफ्नै बुटीलाई दुःख दिइरहेछ।
0: आज यसको बुटी भाँचिन्छ यार, यो त लास्टै गर्न थाल्यो त केटा।
2: घटुवा भन्ने चिज यस्तै, खाएको पनि थाहा नपाउने, लागेको पनि थाहा नपाउने, बुझ्यो नि त
0: सम्झिँदै रुँदै गर्छ यार। ओ राजु, अलिअलि त के अरे मालुलाई राख्दैन यार, कति एक्लै रुन्छ त।
2: ओए किसन, हे त त्यो गयो त।
0: ओए ओ राजु, पक म आउँदैछु है।
1: यसलाई धेरै खान नदे भनेको कसैले मानेनौ यहाँ त, मलाई नि त्यस्तै हुन लागिसक्यो यार।
2: के भयो तँलाई फेरि, कि तँ पनि रोजिनालाई सम्झेर रुन्छस् केटा?
1: त्यस्तो होइन क्या यार,
2: अब रोजिनाकै यादले झम्म पारिरह होला तँलाई त।
1: के भन्नुभयो तपाईँले फेरि, होइन अहिले रोजिनालाई सम्झेर याद गरेर के पाउनु छ र?
2: पाउने जति त अस्ति भ्यालेन्टाइन डेमै पाइस होला नि।
1: के पाइन्थ्यो र, यसो हात छुँदा शरीरैभरि काँडा उठ्छन्।
2: कुरा बनाउँछ मलाई, भित्रभित्रै कार्यक्रम सम्पन्न गरिसक्यो होला।
1: त्यत्रो मेरो आँटै कहाँ छ र?
2: ए, आँटै नभएको पो। यहाँ त आयुष र रोजिनाले छरे डाँडा बाँकी राखेनन् भन्ने हल्ला पो छ त केटा।
1: कसले चलाउँछ यार यस्तो हल्ला बेकारमा?
2: नभइकन त हल्ला पनि त चलेन होला नि, अब हावै नलागी पात त हल्लिँदैन क्या अरे।
0: बल्ल गयो यार।
2: अनि कहाँ लगेर छोडिस् त किसन त्यो राजुलाई?
0: कहाँ हुनु नि, त्यही त्यसकै घर अगाडि बसिया छु नि। पछि त्यसका भाउ कराउन थाले, म त भागिहालेँ नि।
2: ए आयुष, अघि के पो भन्दै थियौँ नि हामी?
1: छाड्नु न यार दाइनी कुरा।
2: भन्न भन्, के हो?
0: कुन त्यो सहरे ठाँडाको?
2: तैँले पनि थाहा पाएछ जस्तो केटो।
0: धेरै त थाहा छैन, अलिअलि मात्रै। त्यो होमस्टे कि के भन्या सुनेको थिएँ अलिअलि।
2: होमस्टे नै पुगिसकेको रहेछ त मान्छेहरू। के हो आयुष, मलाई ढाँटिस् कि क्या हो?
1: होइन यार दाइ, खासमा कुरा अर्कै छ के।
2: ए, त्यो राजु फेरि आयो यार। जा ओ किशोर, जा त, त्यसलाई पठाइदिए जा बाउ, जा यार, अहिले लफडा गर्छ त्यसले फेरि।
0: तेरी अब त यसलाई म घरभित्रै हालेर आउँछु भने।
2: ल ल, भित्रै पठाइदिए, लैजा बाउ लैजा। ल भन आयुष, खास कुरो के पो भन्दै थिइस्? ल भन त अब।
1: तपाईँलाई किन झुट बोल्ने र दाइ? त्यस दिन रोजिनालाई होमस्टेमा बसौ भनेर चाहिँ भने आऊ मैले, तर रोजिनाले नो भनेपछि अरू केही भन्ने आँटै आएन। कुरो त्यही हो दाइ।
2: मोला एकै पटकमा हुन्छ आइज भन्छ त नि, पहिलो पटकमा नाइ भने पनि अर्को पटक चुप लागिहाल्छ नि। तर ट्राई गर्न छोड्न हुन्न के, मौनता नै स्वीकृति हो भन्ने कुरा थाहा छ नि तलाई।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ? यसको सही उत्तर हो 20 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी, खोटाङबाट युनिसा राई, बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज कार्ड जित्नु भएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? प्रश्न पुनः एकपटक, कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 53।
2: अब यसरी ढक्कन लगाइदिएपछि कसरी खाँदो रहेछ मुसाले म पनि हेर्छु।
3: पहिल्यै यस्तै गरेर राख्या भए त भइहाल्थ्यो नि, होइन खुसबु?
2: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
3: के को थ्याङ्क यू हो र?
2: सामान मिलाउनमा हेल्प गर्यो नि, तिमी नभएको भए त यत्रा बोरा कसरी उठाउँथे होला र?
3: यस्ता कुरामा नि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
2: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कतै जान लागेको थियो र?
3: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याउ।
2: के हो यो?
3: खुवा हो।
2: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
3: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछु, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
2: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
3: थाहा छ मलाई।
2: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
3: के कुरा हो र?
2: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो?
3: के भन्यो, मैले पुरै बुझेन नि।
2: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
3: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
2: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
4: हेलो खुसु, के छ हालखबर?
2: ठिकै छ, के दिउँ?
4: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
2: अनि
4: पर्दैन अहिलेलाई, कति भयो पैसा?
2: 60 रुपियाँ देऊ न।
4: ल 60। ल खुसबु भाइ, बाइ बाइ।
2: ल ल।
3: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
2: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
3: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ
2: ऊ? त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्राय उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
3: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
2: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
3: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्।
2: भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
3: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
2: के तनाव भयो र तिमीलाई?
3: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौ कि भने कहिल्यै पैसा नहुने भयो।
2: केमा लगानी गर्ने मन गर्यो र आयुष?
3: यसो सेयर बजारमा लगानी गरौ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खोज्बु।
2: कति चाहिएको हो र?
3: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहेको रहेछ त्यही भएर।
2: ए ए, अनि डिम्याट अकाउन्ट खोला छौ त?
3: डिम्याट? त्यस्तो त्यस्तो त छैन त मसँग त।
2: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नडाइ भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
5: जति गहिरो फेवा ताल, त्यति गहिरो हाम्रो माया जाल।
6: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
5: ए जगत दाई पो,
6: यति प्रेमिल गीत, यति चिटिक्क परेर ऐना हेर्दै गाउनु भएको छ
5: दाई पनि।
6: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनै मा शीतलु छायाले हो भन्दै निस्किने त होइन नि?
5: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोरी र म मात्रै।
6: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है, फेरि एक लाइन गाइदिने हो कि?
5: दाई पनि गाउनै आउँदैन मलाई।
6: अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्रै होइन रूप पनि उत्तिकै उज्यालो छ के।
5: दाई पनि बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
6: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ। दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
5: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई। अब त यसो रोजीरोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
6: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लाग्यो जस्तो छ है।
5: अँ दाईले कस्तो मनकै कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
6: त्यति त म पनि बुझिहाल्छु नि।
5: साँच्चै दाई, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
6: तपाईँको कुरा तर के कुरा सिरियस थियो र?
5: होइन होइन दाई, सिरियस होइन, यही कामकै कुरा कि, दिदीसँग नि भनेको थिएँ मैले।
6: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
5: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाई।
6: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
5: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाई।
6: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
5: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
6: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
5: बेला बेलामा छोरी हुर्किसकी मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
6: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नुभएको छ नि?
5: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
6: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
5: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
6: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
5: एउटा कुरा भन्नु दाई।
6: भन्नुहोस् न।
5: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
6: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
5: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
7: देवी दिदी छिटो गरौ न, घरको काम त्यत्तिकै छ।
8: आ नकराई रिता, जा अब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई।
7: तपाईँको पो घरमा बुहारी छे।
8: गर्छे त्यसले, कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
9: सासु सहने भएर नि, मेरो जस्तो सासु पढ्नु पर्ने हिन्दूलाई अनि थाहा पाउँथे।
8: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन।
7: लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु।
8: कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छौ। अरूहरू आउँदैछन्, एकछिन पख न।
7: आ भन्या समयमा कोही आइपुग्दैनन्, आफूलाई यहाँ कस्तो बितिसक्यो।
8: हरे कसैको नभएको घर, ए जालिस है एकछिनमा।
9: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्ल परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भकाले पैसा गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
8: ए रिता लाउ त लाउ, मेरो पनि लेख।
7: अरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो।
8: त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानैदेखि टिल्ल परेर हिँडे मात्र देख्छु।
7: तिमको कुरै गरेर साथ दिए छैन, पहिला जुवा खेलेर सम्पत्ति सिद्ध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारे हिँड्छन्। पोइबाट कहिले सुख नहुने भयो मलाई।
9: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
8: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि।
7: पहिला त त्यसरी रक्सी खाँदैनथे है प्रेम कुमार दिदी।
8: अँ हो नि, आमा पनि सानैमा बित्थिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
9: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
8: आमा बाउले सकेसम्म छोराछोरीलाई तल नै लगाएर राखेका हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालकी छ
9: खै। आमा बाउ भएका छोरछोरी पनि बिग्रेर हिँड्या देखा छ हामीले। अरूलाई भन्न सजिलो छ दिदी, फेरि तपाईँका छोराछोरी पनि गतिडा त होइनन् है।
8: किन त्यस्तो भन्छ है कान्छी माया, मेरो छोराछोरीले के गरेर त्यस्तो
7: सौगातको कुरा गरेको होला के, छोडिदेऊ।
8: छोरो मान्छे हो, मन पर्यो केटी मन पर्यो भन्यो, के गल्ती गरेर हामीले हुँदैन भनेपछि अहिले खुरु खुरु आफ्नो काम गरेका छ बसिया छ, कसैलाई के हो।
9: छोरा मान्छे हो भनेर सौगातको ओढ त ढाक्नु भयो दिदी, छोरीलाई चाहिँ अलि सम्हालिन सिकाउनु भएको भए हुन्थ्यो, छोरी मान्छेको इज्जत त एकपटक गएपछि फर्काउन गाह्रो हुन्छ है।
8: होइन, मैले तिम्रो कुरा साँच्चैकै बुझिनँ। कुसुमले गरी चाहिँ के?
7: कस्तो थाहा नपाएको जस्तो गरे प्रेम कुमार दिदीले। गाउँले थाहा पाउने, आफ्नै घरकाले थाहा नपाउने, त्यस्तो नि हुन्छ र भने होइन त गुणदेवी दिदी?
10: ए बाबा, भयो के भयो, छोडिदेऊ।
8: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुरुदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
7: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुल लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
8: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
9: हावा नचली पात हल्लिन्छ। झन् गुरुदेवी दिदीले आफ्नै आँखाले देखिया गुरु।
8: नभएको कुरा नगर है कान्छीमा।
9: गुरुदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्चीकै हो भनिदिनु त?
10: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको
8: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी। यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
10: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो। मैले भने बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
8: के कुरा गर्नुहुन्छ दिदी? मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह्यो कुसुमले?
10: अब मलाई के सोच्यो है प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई। तपाईँले ₹200 रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा छलफल गर्दैछौ र आजको नेपाल चौतारीमा हामी मतदाता शिक्षाको महत्वका बारेमा कुराकानी गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ। डाक्टर उप्रेतीज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ?
3: ठिकै छु, समय
1: अनुसार हजुर। अब यो हामी मंगसिर चारको निर्वाचनको अब 32-33 दिन बाँकी छ करिब, होइन? अब चुनावी माहौलमा छौँ अहिले हामी, चाडपर्व पनि सँगसँगै छन्। अब यहाँले चाहिँ अहिलेको यो चुनावी माहौललाई कसरी हेर्नु भएको छ, कसरी लिनुभएको छ? आजको छलफल यहाँबाट सुरु गरौँ, बाँकी हामी विषयमा प्रवेश गर्छौँ त्यसपछि।
3: चुनाव दैनिक रूपमा चाहिँ जसरी तापक्रम बढ्दै जान्छ अथवा घट्दै जान्छ, अहिले त घट्दै जाने क्रम हो, जसरी फागुनदेखि चाहिँ तापक्रम बढ्दै जान्छ त्यस्तै चुनावको तापक्रम पनि अब यो 30-35 दिन तपाईँले भन्नुभयो त्यो दैनिक रूपमा बढ्दै जान्छ तापक्रम। जब नजिक नजिक आउँछ त्यति नै प्रेसर बढ्छ, मेन्टल मानसिक प्रेसर बढ्छ, त्यो चाप चाहिँ उम्मेदवारलाई बढी बढ्छ, दलहरूलाई बढी बढ्छ, त्यसपछि व्यवस्थापन निकायलाई पनि त्यत्तिकै चाप बढ्छ, किनभने सम्पूर्ण काम समाप्त गरिसकेर मतदानको दिन मुक्सित 4 गते मतदान केन्द्रमा सबै कुरा पुग्नुपर्छ, त्यहाँ चाहिँ मतदाता पनि पुग्नुपर्छ, मतदातालाई चाहिँ 2-3 दिन अगाडिदेखि चाप बढ्छ, अहिलेदेखि चाहिँ पक्का पनि चाप बढेको छैन, किनभने उहाँहरूलाई चाप दिनेहरू चाहिँ अहिले उहाँहरू कहाँ पुग्नु भएको छ, त्यस्तो किसिमको माहौल छ जस्तो मलाई लाग्छ। यो नेचुरल छ, स्वाभाविक छ, यो सँगै यस्तै किसिमले बढ्छ नै, र अहिले फरक किसिमले बढाएको छ भनेर भनिहाल्ने अवस्था चाहिँ मैले देख्दिनँ यो निर्वाचनको पर।

0: समीक्षा गर्नु पर्दाखेरि चाहिँ यहाँले के त्यस्तो नयाँ कुरा पाउनु भएको छ जुन चाहिँ अब यहाँ पनि पहिले निर्वाचन आयोगमा चाहिँ काम गरिसक्नु भएको भएर चाहिँ फरक के पाउनु भएको छ जुन पहिलेको निर्वाचनमा थिएन अहिले तपाईँले फरक देख्नु भएको छ के कुरा?
1: अहिले चाहिँ फरक देख्ने कुरा स्वतः फरक केमा हुन्छ भन्दा यो राष्ट्रको विधायिकाको इलेक्सन हो चुनाव हो र त्यो राज्य सञ्चालनमा पुरा देशको सञ्चालनमा संघीय सरकार निर्माण गर्नलाई चाहिँ बन्ने चुनाव पनि हो निर्वाचन पनि हो त्यस्तो निर्वाचन र स्थानीय तहको निर्वाचन स्थानीय लेभलमा जति तापक्रम बढेको हुन्छ यो चाहिँ राष्ट्रिय लेभलमै चाहिँ तापक्रम बढ्छ मैले अघि तापक्रमको शब्द प्रयोग गरिरहेको छु र फरक देख्नुपर्ने कुरा त हामीहरूले जेनरली के हो भने स्थानीय लेभलमा स्थानीय सरकारका प्रतिनिधिहरूको लागि हुने चुनाव चाहिँ स्थानीय लेभलमै हुन्छ स्थानीय नै हुन्छन् ती व्यक्तिहरू र यी चाहिँ अहिले प्रदेश र संघीय निर्वाचनमा उम्मेद्वार हुने उम्मेद्वारहरू कुनै पनि क्षेत्रबाट कुनै देशको कुनै पनि भागमा बसोबास गरेका तर जहाँ गएर पनि जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उठ्न पाउने अधिकार सम्पन्न व्यक्तिहरू दलले चाहिँ टिकट दिए अनुसार चाहिँ त्यस कारणले यो फरक किसिमको छ र आफू नयाँ ठाउँमा जाने र नयाँ क्षेत्रमा चाहिँ त्यो निर्वाचनमा सहभागी हुने उम्मेद्वारको रूपमा चाहिँ जानुपर्ने ठाउँमा चाहिँ उहाँहरूलाई बढी प्रेसर परेको हुन्छ र धेरै परिचय दिनुपर्ने पनि हुनसक्छ धेरै जानकारी दिनुपर्ने आवश्यकता पर्दछ त्यस कारणले यस किसिमको एउटा महत्त्वपूर्ण फरक चाहिँ हामीले देख्छौँ त्यसको साथसाथै स्थानीय तहमा दैनिक रूपमा चाहिँ भेटघाट हुने उम्मेद्वारहरू सबै मतदातासँग झन्डै झन्डै गाउँ विकास गाउँपालिका अथवा नगरपालिका त्यहाँ चाहिँ सधैँ जसो वर्षमा धेरैचोटि भेट हुने उम्मेद्वारहरू तिनै व्यक्तिहरू तिनै मतदाताहरू उम्मेद्वारको रूपमा हुन्छन् भने अब यी अहिलेको संघीय प्रतिनिधि सभाको र संघीय सभा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिनेहरू कहिल्यै नभेटेका देख्दै नदेखेका टेलिभिजनमा देखेका अथवा केही पनि नदेखेका मतदाताले चिन्दै नचिनेका व्यक्तिहरू हुने हुनाले नचिनेका व्यक्ति हुनाले परिचय दिनलाई चाहिँ पनि मारमार भएको अवस्था छ जस्तो मलाई लाग्छ।
0: अतिथि उम्मेद्वार पनि भनेर भनिने गरिँदो रहेछ होइन त?
1: अतिथि भनिन्छ वास्तवमा देश पुरै देशमा चाहिँ हामी जहाँ बसे पनि जहाँ गएर पनि निर्वाचनमा उठ्न पाउने जुनसुकै क्षेत्रबाट भन्ने जुन अधिकार कानुनले दिएको छ त्यो हिसाबमा चाहिँ देशको लागि अतिथि त होइन प्रदेश सभाको लागि अतिथि त होइन प्रदेश सभाको लागि पनि अतिथि होइन
0: मतदाताको लागि चाहिँ कुनै पनि
1: मतदाताको लागि अपरिचित अथवा अनुहार नयाँ अनुहार अथवा आफ्नो क्षेत्रमा बसोबास नगरेको व्यक्ति भएको हुनाले चाहिँ त्यसले अतिथि भन्नु स्वाभाविकै हो तर त्यो अतिथिलाई चाहिँ बढी प्रेसर पर्छ अर्को चाहिँ सदा त्यहीँ बसिरहेको व्यक्ति भन्दा किनभने उसले त्यहाँ केही प्रभाव पारेका हुन्छ केही त पहिलेदेखि नै प्रभुत्व पनि हुनसक्छ र पहिलेदेखि नेगेटिभ प्रभाव पनि पर्या हुनसक्छ जुन नयाँ व्यक्ति गइरहेछ त्यसलाई चाहिँ सम्पूर्ण रूपमा उसले आफूले पूर्ण रूपमा परिचय दिनुपर्ने हुन्छ मतदातासँग पुग्नुपर्ने हुन्छ यो चाहिँ भिन्नता हो।
0: हजुर अब हामीले समग्र अलिकति पृष्ठभूमिका कुरा गऱ्यौँ यहाँको अनुभवका कुरा पनि यसैमा जोडियो हामी विशेष गरी आज चाहिँ मतदाता शिक्षाको कुरा गरिरहेछौँ यसको महत्त्व के छ किन हुनुपर्छ यो मतदाता शिक्षा प्रभावकारी जस्ता कुराहरू गरिरहेका छौँ अब म यहाँलाई सोध्न जान्छु जस्तो यो मतदाता शिक्षा अब चाहिँ भने के हो खासमा यसमा यसलाई कसरी बुझ्नेबाट अब यसमा चाहिँ अलिकति विषय प्रवेश गरौँ।
1: लोकतान्त्रिक निर्वाचन प्रणालीको प्रयोग र लोकतन्त्रमा सहभागी हुनको लागि प्रत्येक नागरिक जो मतदाता हुन योग्य भइसकेको छ 18 वर्ष पुगेको छ नागरिक हुँदा 16 वर्ष पुग्छ तर मतदाता हुन 18 वर्ष पुग्नु पर्दछ 18 वर्ष पुगेको प्रत्येक नेपाली नागरिकले मतदाता हुन अधिकार प्राप्त गरेको हुन्छ र साथसाथै त्यही व्यक्ति चाहिँ भोलि निर्वाचनमा उम्मेद्वारको रूपमा पनि ऊ सहभागी हुन सक्छ त्यो सर्टेन उमेर 25 वर्षको तोकेको छ 18 वर्षदेखि 25 वर्षको बिचमा चाहिँ राजनीतिक पृष्ठभूमि तयार गर्नको लागि होला त्यसरी सोचेर बनाइएको र यस्तो खालको जुन निर्वाचन

0: हामी गर्न गइरहेका हुन्छौँ। त्यो निर्वाचनमा मतदाता हुनको लागि गर्नुपर्ने कुरा के, आफू मतदाता हुनलाई के गर्नुपर्छ भन्ने जानकारीदेखि लिएर अनि मतदान गर्ने सम्मका दिन मत कसरी खसाउनु पर्छ, कहाँ खसाउनु पर्छ, कसलाई चाहिँ मत दिने हो भन्ने सम्मका कुरा मतदाताले विवेकपूर्ण रूपमा अध्ययन गरेर जानकारी लिएर सबैतिरबाट जानकारी लिएर चाहिँ तयार हुनुपर्ने हुन्छ र सहभागी हुनुपर्छ। यो सो नगरेको खण्डमा मतदातालाई मतदाताको मत खेर जान्छ, उसको अधिकारको दुरुपयोग भएको मान्नु पर्छ। उसको खेर जानु भनेको उसले एकजना नेपाली मतदाता अथवा हाम्रा नेपाली नागरिक जो मतदाता हुन योग्य भएको छ त्यो व्यक्ति चाहिँ मतदानमा एकजना मात्रै ले मतदान दिन पाएन भने उसको 100% उसको अधिकार चाहिँ वञ्चित भयो, अधिकारबाट वञ्चित भयो। त्यस कारणले अधिकारबाट वञ्चित नहुनको लागि महत्वपूर्ण राष्ट्र निर्माणको प्रक्रियामा, नीति निर्माणको प्रक्रियामा, विकासको प्रक्रियामा आफ्नो प्रतिनिधिलाई छानेर पठाउने अधिकार र यो नङको चाहिँ यो औँलाको बीचमा जुन कालो लगाएर चाहिँ बाहिर निस्कँदाखेरि जुन किसिमको चाहिँ एउटा म भएँ, म चाहिँ नेपालको नागरिक हुँ, मैले प्रतिनिधि छाने भन्ने किसिमको एक किसिमको जुन फिलिङ हुन्छ जुन
1: आउँछ
0: मतदातामा सबैमा आउँछ होला, त्यो चाहिँ गर्ने विषयमा त्यो गर्न नपाउने व्यक्ति नेपाली नागरिकलाई कति चित्त दुख्दो होला भित्रभित्रै। र उसले पाएको त्यो अधिकारलाई उसले प्रयोग गर्नको लागि मतदाता नावलीमा नाम पनि लेखाउन भुल्यो अथवा लेखाएन, फोटोसहितको मतदाता नावली पनि तयार गरेन, अनि त्यसको साथसाथै त्यति मात्रले भएन, फेरि राष्ट्रिय परिचय पत्र वा निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचय पत्र हातमा लिएर मतदान केन्द्रमा जान भुल्यो अथवा मतदान केन्द्र नै थाहा पाएन, कुन मतदान केन्द्र हो, कहाँ हो, अनि कति बेलादेखि मतदान हुन्छ र कति बेलासम्म मतदान हुन्छ, आफ्नो मत खेर जाने हो कि भन्ने किसिमको चाहिँ उसले विचार गर्न सकेन। र अझ भन्न पर्दा आफूले मतदान गर्दाखेरि चाहिँ कसलाई मतदान गर्यो भने त्यो देशको, त्यो राष्ट्रको, त्यो प्रदेशको, त्यो क्षेत्रको, त्यो गाउँको समग्र विकासमा मद्दत हुन्छ र मेरो परिवारको लागि पनि त्यो विकासले चाहिँ मेरो परिवारलाई पनि छुन्छ भनेर छुन्छ अथवा चाहिँ त्यसको प्रभाव मलाई पनि सकारात्मक पर्छ भनेर चाहिँ मतदाताले सोच्यो भने मात्र चाहिँ बुझ्यो भने मात्र चाहिँ निर्वाचनको शुद्धता, निष्पक्षता अथवा उसको अधिकार सम्पन्न लोकतान्त्रिक निर्वाचन प्रक्रियामा हामी अगाडि बढ्न सक्छौँ। त्यस कारणले यी सबै कुराको लागि चाहिँ मैले अगाडि भनिसकेँ मतदाता शिक्षा, त्यस कारणले चाहियो कि म अब मतदाता हुन योग्य भएँ, मैले चाहिँ कहिले मैले मतदाता नाम लेखाउने, कहिले मैले आइडी कार्ड लिने, कहिले निर्वाचन हुँदैछ, कुन निर्वाचन हुँदैछ, मैले कहाँ मतदान गर्ने भन्ने यी समग्र विषय, त्यति मात्र होइन मतदान कसरी गर्ने, कसलाई गर्ने भन्ने कुरा चाहिँ हामीले शिक्षामा सिकाउँदैनौँ। त्यो उहाँहरूले विवेकपूर्ण रूपमा चाहिँ अध्ययन गरेर त उम्मेद्वारलाई चिनेर जानेर बुझेर दललाई चिनेर जानेर बुझेर यो यसले पक्का पनि देशको लागि काम गर्छ, हाम्रो लागि काम गर्छ भनेर बुझेर दिने कुरा हो। तर कसरी, कहिले र कसरी भन्ने कुरा चाहिँ अवश्य पनि मतदाता शिक्षाले कभर गर्नुपर्दछ। र त्यो त्यसको अभावमा हामी निर्वाचनमा धेरै मत खेर जान सक्ने र मतदाताको मतको सदुपयोग हुन नसक्ने अवस्था हुन्छ।
1: त्यही त ग्याप चाहिँ त्यहीँनिर छ भनेर जस्तो पछिल्ला निर्वाचनहरूलाई पनि हेर्दाखेरि चाहिँ मत बदर धेरै भएको, जहाँ उम्मेद्वारै नभएको ठाउँमा पनि धेरै मत आएको जस्ता एउटा उदाहरण मैले त्यो भने, त्यस्तो हुँदाखेरि अनि त्यस्तै गरी भोट पनि कम खसेको जस्ता कुराहरू पनि छन् होइन। सबै चिज गर्दाखेरि चाहिँ अघि यहाँले भन्नुभयो मतदाताले आफूले जान्ने बुझ्ने कुराहरू त छँदैछ, तर त्यसको लागि त जस्तो निर्वाचन आयोग छ त्यस्तै गरी चाहिँ पार्टीहरू छन्, राजनीतिक दलहरू छन्, उनीहरूलाई पनि यो विषय त्यति धेरै चासोको विषय नभएको अथवा किन चाहिँ त्यो ग्याप कहाँ देख्नु भएको छ यहाँले जसले गर्दाखेरि चाहिँ यो प्रभावकारी हुन सकेन?
0: एउटा कुरा के हामीले सम्झिनुपर्छ भने धेरै पहिलादेखि हामीले मतदान गर्दै आएका छौँ, धेरै पहिलाभन्दा मैले अहिले 48 सालसम्म भन्छु, त्योभन्दा पहिला पनि मतदान गरेका थियौँ, पञ्चायत व्यवस्थामा पनि मतदान गरेका थियौँ, हामी कति पञ्चायत व्यवस्थाको अवस्थामा हुने गरेका निर्वाचनहरूमा पनि मतदान गरेका व्यक्तिहरू अहिले पनि जीवित छौँ र निरन्तर रूपमा चाहिँ त्यति बेलाभन्दा अहिलेको शिक्षाको स्तर धेरै माथि पुगेको छ, सबैले चाहिँ धेरै किसिमले जानकारी प्राप्त गर्ने व्यवस्था छ, किनभने यो तपाईँ हेर्नु संसार कस्तो भइसक्यो, तपाईँ हामी यसरी कुरा गर्न पाइरहेका छौँ र यो कुरा नेपालका सबै ठाउँमा पुग्न सक्ने अवस्था आजको स्थितिले चाहिँ सिर्जना गरेको छ। यो अवस्थामा हाम्रा मतदाताहरूले मतदान गर्ने र आफूले निर्वाचनमा सहभागी हुने विषयमा चाहिँ सरोकार राखेको खण्डमा शिक्षा चाहिँ धेरै दृष्टिकोणले चाहिँ उहाँले प्राप्त गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। र बुढाबुढीहरू जो वृद्धावस्थामा छन् र जो अलि अशक्त छन्, जसलाई निर्वाचनमा भाग लिनलाई कठिन भइरहेको छ, उहाँहरूलाई एक किसिमले चाहिँ हामीले हेर्नुपर्ने र पुर्याउन शिक्षा पुर्याउनु पर्नेछ भने, सुविधा पुर्याउनु पर्नेछ भने, अन्यहरूलाई चाहिँ आवश्यक सूचना मात्र दिए पनि उहाँहरूले धेरै कुराहरू आफैले थाहा पाउन सक्नुहुन्छ। यस्तो किसिमको स्थिति हुँदै हो, तर पनि अलिकति लापरवाही पनि चाहिँ मतदाताहरूबाट अथवा चाहिँ शिक्षा प्रक्रिया, शिक्षा दिने प्रक्रियामा पनि अलि धेरै सिस्टमेटिकली विधिवत रूपमा काम सञ्चालन नहुँदाखेरि चाहिँ समस्या भएको एकातिर छ भने, अर्कोतिर चाहिँ यो निर्वाचन प्रणाली र मतदान गर्नको लागि तयार गर्ने मतपत्र को डिजाइन र मतपत्रको मतपत्रको कति चाहिँ सहज मतपत्र छ, कति कठिन मतपत्र छ, त्यसले पनि चाहिँ तपाईँले गरेका प्रश्नहरूलाई चाहिँ
1: मतपत्रलाई कुरा मतपत्रको कुरा गर्नु त कन्फ्युजन छ धेरै, चाहिँ दुविधा भयो के गर्ने कसो गर्ने, त्यो मतपत्र यति ठुलो हुन्छ जस्ता कुराहरूले गर्दाखेरि पनि मत चाहिँ बदल भएका जस्ता कुराहरू पनि आएको थिए, त्यही चिज चाहिँ कसरी गर्ने भन्ने कुराको पनि प्रपर बेसिक आधारभूत जुन शिक्षाको कुरा गर्छौँ हामी त्यो नै नपुगिरहेको हो कि भन्ने खालको कुराहरू पनि बारम्बार सुन्ने गर्छ।
0: एउटा सिस्टमेटिक एजुकेसन एउटा चाहिँ राउन्ड द इयर एजुकेसन चाहिँ मैले विचार गरेको, पहिले पनि विचार गरेको थियो, हामीहरूले सोचेका पनि थियौँ, त्यसलाई कार्यान्वयन गर्नलाई समयले भ्याएन, कारण वर्षभरि शिक्षा दिने लोकतान्त्रिक शिक्षा, लोकतन्त्र तथा निर्वाचनको विषयमा वर्षभरि शिक्षा दिने, इन्स्टिट्युसनल संस्थागत शिक्षा उपलब्ध गराउने प्रक्रिया एउटा, त्यो हामीहरूले निर्वाचन आयोगले सुरु गरेको थियो। त्यो भनेको स्कुलको विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकालाई कमसेकम सामाजिक शिक्षा पर्वका शिक्षक शिक्षिकालाई लोकतन्त्र र निर्वाचन प्रक्रियाको विषयमा जानकारी दिएर उहाँहरूलाई तालिम दिएर उहाँहरूद्वारा स्कुल प्रत्येक विद्यालयमा 8 क्लासदेखि 12 क्लासभित्रका विद्यार्थीलाई चाहिँ हामीहरूले शिक्षा कोर्सको रूपमै एक किसिमले चाहिँ प्र्याक्टिकल पनि गराएर वर्षको एक दुईचोटि चुनाव पनि गराएर देखाएर हामी कहाँ भइरहेका चुनावहरूलाई चाहिँ एउटा मक इलेक्सन भन्छौँ नि हामीले, त्यस्तो खालको इलेक्सन गराएर तिनीहरूलाई परिपक्व बनाउँदै गयो भने तिनीहरूले आफ्ना बुवा आमालाई र जो चाहिँ अलि अनपढ हुनुहुन्छ, पढ्नु भएको छैन, शिक्षित हुनुहुन्न, पूर्ण रूपमा अशक्त पनि हुनुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई पनि उहाँहरूले चाहिँ सिकाउन सक्ने र अनि उहाँहरू नै चाहिँ साँच्चैकै पहरेदार, लोकतन्त्रका पहरेदार हुने, भोलिको लागि के गर्न हुने के गर्न हुने कुरा चाहिँ त्यही लेभलबाट चाहिँ तलैदेखि उहाँले सिकेर जाने अवस्था हुन्थ्यो, त्यो चाहिँ हामीले काम गर्न सकेनौँ। हामीले त मोबाइल भोटर एजुकेसन सिस्टम पनि प्रारम्भ गर्ने विचार गरेका थियौँ। मोबाइल भनेको प्रत्येक क्षेत्रमा प्रत्येक जिल्लामा कमसेकम एउटा दुईवटा भ्यान राख्ने, त्यसमा तपाईँको जस्तै यो रेडियो राख्ने, तपाईँको जस्तो टेलिभिजन राख्ने, त्यही अनि अरू चाहिँ पत्र पत्रिका अथवा चाहिँ उनीहरूलाई वितरण गर्ने डकुमेन्ट राख्ने, महिनाको वर्षको कतिचोटि त्यो गाउँमा पुग्ने
1: घर दैलो कार्यक्रम जस्तो भयो यहाँले भन्नु,
0: यस्ता खालका कुराहरू पनि हामीले चाहिँ विचार गरेका छौँ, त्यो जुन कुरा कार्यान्वयन भएको छैन। तर अहिले मैले चाहिँ यहाँ तपाईँको प्रश्नमा भन्नुपर्ने छुट्याउनु नहुने कुरा के छ भने, आज मैले हिजो मात्र निर्वाचन आयोगसँग कन्सल्ट गरेको थिएँ, किनभने यो विषय अत्यन्त महत्वपूर्ण विषय हो। लोकतन्त्रलाई संस्थागत गर्नलाई, अधिकार सम्पन्न व्यक्तिले अधिकार प्रयोग गर्नलाई र राज्य निर्माण र राज्यको विकास र खास गरेर राज्यको विकासभन्दा समग्र विकासको लागि, मानसिक शारीरिक भौतिक विकासको लागि चाहिँ निर्वाचनले ठूलो काम गर्छ र त्यो निर्वाचनमा भाग लिनेहरूले यी सबै कुरालाई बुझेर गर्न सकुन् भन्ने दृष्टिकोणले नै शिक्षा दिइरहनुपर्छ। त्यो शिक्षा चाहिँ विभिन्न किसिमबाट दिन पर्छ र सधैँ दिइरहनुपर्छ। तर मतदान गर्नको लागि मतपत्रको अवस्था मतपत्रको डिजाइन कहाँ मत दियो भने कसरी मत दियो भने मत शुद्ध मत खस्छ र मत किन दिने हो कसरी मतदानमा मतपत्रमा छाप लगाउनुपर्छ कहाँ लगाउनुपर्छ कसरी यसलाई चाहिँ शुद्धसँग छाप लाग्यो भने चाहिँ यो खेर जाँदैन र सम्बन्धित व्यक्तिले पाउनुपर्ने दलले पाउनुपर्ने पाउँछ भन्ने विषयमा शिक्षा चाहिँ धेरै पहिल्यैदेखि दिन सक्ने अवस्था हुँदैन। मतपत्र भर्खरै छापिएको छ, केही प्रदेशमा मतपत्र पुगिसकेको छ, केही प्रदेशमा आज भोलि पछि तीन चार दिनमा मतपत्र पुग्दछ तर मतपत्रको डिजाइन सबै दलहरूलाई पनि उपलब्ध गराइएको अवश्य पनि छ होला र मतपत्र कम्प्लिकेटेड जटिल मतपत्र भयो भने मतदान मत धेरै खेर जान्छ भन्ने कुरा स्थानीय निकायको निर्वाचनमा हामीले देख्यौँ। धेरै मत धेरै चिन्हहरू एक आपसमा कन्फ्युजन ल्याउने खालका पनि भए र आफ्नो आफूले मतदान दिन खोजेको उम्मेद्वारको चाहिँ चिन्ह पाउनलाई धेरै समय खर्चिनु पर्यो र अनि एउटा सानो गल्तीले चाहिँ त्यो मतपत्र पुरै मतपत्र खेर जाने स्थिति रह्यो र 74 निर्वाचनमा पनि एउटै मतपत्रमा दुइटै समानुपातिक पनि अनि प्रत्यक्ष भन्ने गरिएको यो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुइटैको एउटै मतपत्रमा राखेको हुनाले थुप्रै मत खेर गए। पहिला चाहिँ प्रदेश संघीय निर्वाचनको उम्मेद्वारहरूको लागि दुईटा मत दियो अनि अर्को चाहिँ प्रदेश सभाको एउटा मत दिएर तेस्रो मत चाहिँ चौथो मत चाहिँ समानुपातिको दिँदै नदिएर चाहिँ छोपेको कारणले थुप्रै चाहिँ मत खेर गएको अवस्था पनि हो। यसपटक पनि स्थानीय निकाय निर्वाचनमा गएको स्थानीय निर्वाचन धेरै मत खेर गएको छ त्यो डिजाइनको कारणले। यसपटक निर्वाचन आयोगले कमसेकम 4 मतपत्र बनाएको छ, त्यो संघीय निर्वाचन संघीय प्रतिनिधि सभाको निर्वाचन को लागि चाहिँ प्रत्यक्ष निर्वाचनलाई एउटा मतपत्र, अर्को दलहरूले भाग लिने समानुपातिक निर्वाचनको लागि अर्को मतपत्र, त्यसै गरेर प्रदेशमा पनि गरिएको छ। यसो हुँदाखेरि चाहिँ पहिलाको जुन त्रुटि भएको थियो त्यो त्रुटि सन्चिन्छ अवश्य पनि, तर कतिवटा कहाँ कसको चाहिँ चिन्ह छ र कसलाई मत दिने भन्ने कुरा हिसाब किताब गर्नको लागि निर्वाचन आयोगले केन्द्रदेखि वडासम्म एउटा संस्थागत रूपमा चाहिँ निर्वाचन शिक्षा सञ्चालन गर्नको लागि कार्यक्रम बनाएर तालिम दिएर जिल्लाको मत यो इलेक्सन फोकल पर्सन भनेर छ, इलेक्सन फोकल अफिसर चाहिँ तालिम दिएर अहिले आफ्नो जिल्लामा पठाएको छ। त्यो जिल्लाले चाहिँ गाउँ नगरका नगरमा एक एकजना फोकल अफिसर बनाएर उसले चाहिँ त्यो वडा लेभलको एउटा कमिटी बनाएर
1: संयन्त्र चाहिँ त्यसरी बनाएको छ जुन चाहिँ गाउँ घरसम्म घर दैलोसम्म पुग्ने गरी संयन्त्र बनाएको छ।
0: त्यसपछि एउटा समिति हुन्छ त्यो वडा लेभलमा, त्यो समिति तिनजनाको चारजनाको समिति किन नहोस्, त्यो वडा लेभलमा कहिले चाहिँ मतदाता शिक्षालाई घर घर दैलो गर्ने हो, को को जाने हो र दलहरूले उम्मेद्वारहरूले कसरी सहयोग गर्ने हो भन्ने विषय चाहिँ पनि राखेर त्यो काम चाहिँ हुन गइरहेको भन्ने कुरा मैले जानकारी प्राप्त गरेको छु। यसमा चाहिँ मतदाताहरू र यसका सरकारवालाहरू सम्पूर्णले चाहिँ विचार गर्नुपर्ने अवस्था छ।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आउनु भएको छ, उहाँको कल लिउँ, त्यस पछाडि हामी थप कुराकानी गर्छौँ। सुशील बोगटी हुनुहुन्छ रूपन्देहीबाट। सुशीलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। हेलो सुशीलजी, सुशील बोगटी टेलिफोनमा आउनुभएको थियो, उहाँसँग सम्पर्क हुन सकेन। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाई अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456 र 9805075008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाई अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज चाहिँ हामी मतदाता शिक्षाको बारेमा कुराकानी गरिरहेका छौँ। मतदाता शिक्षाको महत्व के छ, कसरी प्रभावकारी मतदाता शिक्षा कार्यक्रम बनाउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल गर्दैछौँ। हामीसँग डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ, पूर्व निर्वाचन आयुक्त। निलकण्ठ सर, यहाँसँग हामी कुराकानी गरिरहेका छौँ। जस्तो यो यो जुन मतदाता शिक्षाको कुरा गरिरहँदाखेरि चाहिँ अघि यहाँले भन्नुभयो विद्यालय शिक्षाको कुरा पनि गर्नुभयो होइन, तर जस्तो अब यो सरस्वती हेर्दाखेरि चाहिँ यो जब निर्वाचन आउँछ त्यतिखेर मतलब अलि बढी चासो भएको अलि बढी तातेको निर्वाचन शिक्षाका लागि विभिन्न चाहिँ सामग्री उत्पादनदेखि लिएर त्यसको चाहिँ अब प्रचार प्रसारदेखि लिएर घर दैलो कार्यक्रम चाहिँ अलि बढी यो चुनाव आउने बेलामा बढी केन्द्रित भएको हाम्रो चाहिँ त्यो खालको चलन छ। यसले गर्दाखेरि
0: अलिक कम सुनिय छ है?
1: हजुर सुन्नु भएको छ, अहिले सुनिरहनु भएको छ?
0: अलिक कम सुने, अलिक पातलो सुने। त्यो तपाईँले तपाईँको प्रश्नलाई मैले चाहिँ रिपिट गर्न चाहन्छु। मतदाता शिक्षा महत्वपूर्ण विषय हो। मतदाताले जानकारी प्राप्त नगरे भने निर्वाचन खास गरेर जस्तो सोचेको त्यस्तो निर्वाचन हुँदैन। त्यसकारण मतदाता शिक्षाको विषयमा जहिले पनि हामी निर्वाचनको एकदम नजिक आइसकेपछि मात्रै तात्छौँ भन्ने तपाईँले प्रश्न गर्नुभयो जस्तो आयो।
1: मैले चाहिँ त्यस्तो देखिन्छ
0: प्रायः त्यो वास्तवमा एउटा नेपाली उखान छ तर मैले भन्न चाहिन। त्यो हामी गाउँमा उखान गर्छौँ नि, राति भएपछि ताती भन्ने भन्छ नि, तपाईँलाई सम्झना होला, कसै बुवा आमा अथवा गाउँले भनेको त्यही कुरा चाहिँ मैले चाहिँ रिपिट गरिनँ त्यो शब्दलाई चाहिँ। तर पनि तात्ने चाहिँ त्यति बेलै रहेछ जति बेला चाहिँ रात पर्दो रहेछ। यहाँ चाहिँ अहिले निर्वाचनको बिहानी हुन थालेको छ। बिहानी भएपछि चाहिँ बल्ल चाहिँ हामी सबै तात्ने क्रममा हुन्छौँ। त्यसको किन त्यसो भएको भन्दाखेरि चाहिँ हामीहरूले आवधिक निर्वाचन, पहिला आवधिक निर्वाचन ग्यारेन्टी गरेका छैनौँ। म त्यहाँ पुग्न चाहन्छु। आवधिक निर्वाचन कानूनले ग्यारेन्टी गरेका छ, तर हामी सरकारमा बस्नेहरूले हामीहरूले चाहिँ त्यसलाई चाहिँ म्यानिपुलेसन गर्न खोजिरहेका छौँ। कहिले समयमा निर्वाचनको मिति घोषणा गर्न पनि छटपटाउने, कहिले काहीँ नगरिदिने, अनि कयौं समयसम्म निर्वाचन नहुने हाम्रा विगतका तपाईँ हामीहरूले सुनेको देखेको भोगेको कुराहरू छ। त्यस कारण चाहिँ अहिले पनि यो मुक्सिर 4 गते हुने निर्वाचनमा पनि निर्वाचनको मिति तोक्नलाई चाहिँ अनकान भएको अवस्था पनि थियो, र बिचमा पनि अनेक कुराहरू हामी सुन्छौँ नि त, नेपालमा यो खालको कुरा नभएको होइन, पहिला पनि हुने गर्थ्यो, कयौं निर्वाचनहरूमा त्यस्तो हुन्छ। त्यस कारणले हामी आवधि निर्वाचनको ग्यारेन्टी पनि गरौँ, र कसले के गर्नुपर्छ र के गर्ने हो भन्ने कुरा ग्यारेन्टी पनि गरौँ। र निर्वाचनको सन्दर्भमा चाहिँ सम्पूर्ण यसका सरकारवालाहरू हुन् त, उमेर नपुगेका पनि सरकारवाला हुन्, तर उमेर पुगेका मतदाता हुन योग्य भएका नेपाली नागरिकले सबैले मतदान गर्न पाउने र मत ठिकसँग सहजसँग गर्न पाउने स्थिति सिर्जना गर्नको लागि हामी होमवर्क गर्दै गर्दैनौँ, योजनाबद्ध रूपमा काम गर्दैनौँ। निर्वाचन आयोगले पनि कहिले चुनाव हुने भनेर चाहिँ पुरेर बस्नुपर्ने हुन्छ, उसलाई थाहा छैन 5 वर्षमा निर्वाचन हुनुपर्छ, तर उसले योजनाबद्ध रूपमा काम गर्न पनि 5 वर्षको कार्यकालमा उसले चाहिँ प्रशस्त मात्रामा सुधारका कुराहरू, रिफर्म्सका कुराहरू गर्न सक्थ्यो, त्यो गर्न पनि नपाउने स्थिति सिर्जना भएको हामीले देखिरहेका छौँ। त्यस कारणले यसतर्फ पनि संसद, प्रतिनिधि सभा, प्रदेश सभा, हामी सबै नेपाली निर्वाचन आयुक्त अवश्य हुँदै हो, हामीहरूले विचार गर्नुपर्ने आवश्यकता छ।
1: हामीसँग तेजबहादुर बोगटी हुनुहुन्छ, डोटीबाट उहाँले कल गर्नुभएको छ। तेजबहादुरजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार।
1: हजुर तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग आज अतिथि डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ।
3: शिक्षा अधिजीले भनि नै सक्नुभयो, समय जतिखेर चुनाव आउँछ त्यतिखेर मात्रै गर्छौँ, तर मलाई लाग्छ एक चुनावबाट अर्को चुनाव आउनुभन्दा बिचको समयमा पनि मतदाता शिक्षाहरू दिने अनि त्यसै गरी नमुना मतदान गराउने गरिदिएको खण्डमा जनताहरू सूचित अलि जानकारी पाउँथे। नम्बर एक, दोस्रो अपाङ्गता भएको व्यक्ति म आफू स्वयं पनि भएकोले हामी दृष्टिबिनहरूले आफ्नो हातले आफै मतदान गर्ने परिस्थिति कहिले आउँछ सर? अनि अर्को गाउँमा सहयोगी राखेर मतदान गर्दा एकजना भन्छ मलाई लग, अर्कोले भन्छ मलाई लग, अनि त्यो पार्टीको तानातान हो नि। त्यो बेला हामी अपाङ्गता भएका व्यक्तिहरू बोल्न सबैले सक्दैन, अनि त्यतिखेर निषेध हुन सक्ने अथवा एउटा पार्टी भन्छ मेरो, अर्को भन्छ अर्को, तानातान त्यो परिस्थितिमा पनि परिने अवस्था आएको छ। अनि दोस्रो, एकजना व्यक्तिले कतिजनाको भोटसम्म हाल्न पाउँछ सहयोगी भनेर, जसो गाउँमा यसो बुझ्दाखेरि हामी अपाङ्गता भएको व्यक्तिको मात्र नभएर अलिक बुढो मान्छे छ, उसले आँखा देख्छ, तर उनको छोराछोरीहरू अथवा उनको पार्टीको मान्छेले यो त हाम्रो हो भनेर अलि मैले देख्न सक्दिनँ अलमल हुन्छु भन्नु होला र हामी भोट दिउँला भनेर छ सातजनाको भोट पनि एउटै हालेको पनि उदाहरणहरू भेटिन्छन्।
1: धन्यवाद, प्रश्नको लागि धन्यवाद। अरू दुईजना सहभागी हुनुहुन्छ, उहाँको पनि प्रश्न लिइहालौँ, उहाँले कल गर्नु भएको छ, त्यस पछाडि हामी कुराकानी गर्छौँ। तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार, यहाँ दुवैजना मेरो
1: नमस्कार। तपाईँको प्रश्न विचार के छ, राखिदिनुहोस् न।
4: मेरो प्रश्न अतिथिजीलाई के छ भनेदेखि, अब हामी अब मतदान गर्ने समय त बिस्तारै नजिक नजिक आउँदैछ, जुन त्यो मतदान गर्ने क्षेत्रमा भोलिन्टियर त राखिन्छ, अब त्यो पार्टीले राख्ने कि सम्बन्धित निकायले राख्ने कि आफ्नो मनोखुसीले बस्ने हो कि, त्यहाँ गएको स्थानीय चुनावमा पनि हामीले देख्यौँ कि त्यहाँ भद्रगोल देख्यौँ कि, अब त्यहाँ कसले तानेर लछ यसमा हाल भने छ, उसले तानेर लछ यसमा हाल भने छ, अब त्यहाँ जस्ता पनि मान्छे छिरेका छन्, अब त्यो सम्बन्धित निकायले पनि अलिकति गेटमा कडा गरिदिएको छैन, अब त्यहाँ कस्तो किसिमको भोलिन्टियरहरू कसले खटाउने हो, यसको बारेमा प्रश्न पारिदिनु।
1: प्रश्नको लागि धन्यवाद। हामीसँग अर्का एकजना सहभागी हुनुहुन्छ, राम पाण्डे हुनुहुन्छ लमजुङबाट। रामजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
5: नमस्कार, दुवैजनालाई स्वागत छ।
1: नमस्कार, तपाईँको प्रश्न विचार के छ, राखिदिनुहोस् न।
5: हजुर, मेरो प्रश्न पनि मेरो प्रश्न राख्नु चाहिँ मेरो प्रश्न चाहिँ रहेछ, यो मतदान शिक्षा र यसको महत्वको विषयमा मलाई जानकारी गराइदिनुहोस् भन्नु।
1: हस्, धन्यवाद राम पाण्डेजी, हामी आज त्यसकै बारेमा कुराकानी गरिरहेका छौँ। उहाँले मतदाता शिक्षाको
0: प्रश्न थियो,
1: मतदाता शिक्षाको महत्वको बारेमा उहाँले कुरा गरिरहनु भएको छ, जुन विषयमा आज हामी छलफल गरिरहेका छौँ। नीलकण्ठ सर, तिनजनाले फोन गर्नुभएको छ, पाले पालो उहाँहरूको प्रश्नको जवाब चाहिँ यहाँले।
0: बोगडीजीको प्रश्न चाहिँ महत्वपूर्ण प्रश्न, सबै महत्वपूर्ण छन्, बोगडीजीको महत्वपूर्ण प्रश्न छ, यो चाहिँ किसिमको अलि फरक खालको र महत्वपूर्ण प्रश्न किन रह्यो भने, फरक किसिमले क्षमतावान भन्नु पर्यो, एक एक किसिम हाम्रो सबैको जेनरली क्षमतावान भन्दा नि फरक किसिमको क्षमता भएका व्यक्तिहरू लाई चाहिँ मतदान गर्नको लागि कसैले हात नचल्ने, कसैको खुट्टा नचल्ने, कसैको आँखाले नदेख्ने, कसैले हिँड्न नसक्ने, यी सबैको लागि ध्यान दिएर अवश्य पनि उनीहरूले मतदान गर्नको लागि आफ्नो प्रतिनिधि लिएर जान पाउने, आफ्नो प्रतिनिधि आफैले रोजेर लान पाउने विधि चाहिँ बनाइएको छ, त्यही अनुसार चाहिँ उहाँहरूले गर्ने हो र उहाँहरूले आफैले मत अब यसो गर्दा अहिलेसम्म पनि कोही पनि ल्याउन नपाएको भए निर्वाचन आयोगले मतदान केन्द्रमा खटाएका आफ्ना कर्मचारी मध्ये तपाईँले कुनलाई लान चाहनुहुन्छ तपाईँ भन्नुहोस् भनेर लिएर जान पाउने अवस्था छ। अब त्यो एउटा संवेदनशील कुरा के भयो भने, आँखा नदेखेको कारणले मतदान गर्नलाई अर्को मान्छे लानुपर्ने, अर्को मान्छेले मैले भनेकै ठाउँमा मतदान गर्छ कि गर्दैन, त्यस कारणले मैले आफैले मतदान गर्न पाउने दिन कहिले आउँछ भन्ने उहाँले महत्वपूर्ण प्रश्न।
1: त्यसमै विद्युतीय मतदानको कुरा हामीले पटक पटक सुनिरहेका छौँ, विद्युतीय मतदानले बा त्यो समस्याको समाधान गर्थ्यो कि, हामी त्यो धेरै वर्षदेखि कुरा गरिरहेको सम्भव भएको छ।
0: त्यस कारणले मैले के मात्र भनेको भने, अब प्रविधिको प्रयोग गर्न सक्यो भने, प्रविधिको प्रयोग गरेर सबैले मतदान गर्ने व्यवस्था गर्न सक्यो भने, हामीले यो आँखा नदेखिने हाम्रा मतदाताहरूले पनि हातले चाहिँ पढेर, हातले पढेर ब्रेल लिपिमा पढेर चाहिँ मतदान गर्न इलेक्ट्रोनिकली चाहिँ गर्न सक्ने अवस्था हामीले सिर्जना गर्न सक्छौँ र हुने गरेको छ संसारभरि, हामी त्यसको लागि योजनाबद्ध रूपमा काम गराउनुपर्छ जस्तो मलाई लाग्छ। त्यो पाँच वर्ष कार्यकालको कुरा पनि आएको छ त्यहाँ अहिले प्रश्नमा, निर्वाचन आयोगले पाँच वर्षको कार्यकालमा योजनाबद्ध रूपमा काम गर्न किन नसक्ने, सक्नुपर्छ तर गर्ने पञ्चवर्षीय रणनीति योजना पनि नबनेको होइन। निर्वाचन आयोगको 2009 हामीले चाहिँ सुरु गऱ्यौँ अनि 13 अद्यावधि गऱ्यौँ, पछि फेरि 74 मलाई लाग्छ 17 अर्को आएको छ, त्यो बुकलेट चाहिँ आयो, त्यो अनुसार चाहिँ हामी रिफर्म गर्न सक्यौँ कि सकेनौँ, त्यसलाई चाहिँ रिभ्यू गर्न आवश्यक छ। त्यो चाहिँ पञ्चवर्षीय रणनीति योजना जुन चाहिँ समग्र मतदाता शिक्षादेखि लिएर अरू विधि विधानका कुराहरू र टेक्नोलोजीको प्रयोगको विषयमा पनि त्यहाँ उल्लेख नभएको होइन, गर्ने भन्ने हो, ती कुराहरू हुन सकेका छैनन्, त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा छ। मैले यति मात्रै भने, हाम्रो बोगडीजीको तिलकजीको भोलिन्टियर कसले खटाउने भन्ने हो, आफ्नो प्रतिनिधि मतदान केन्द्रमा दलले खटाउँछ, त्यो चाहिँ भोलिन्टियर होइन, भोलिन्टियर जसले त्यो भित्र भोलिन्टियर गर्नुको लागि कसले खटाउँछ? निर्वाचन आयोगको निर्वाचन मतदान अधिकृतले चाहिँ त्यो भोलिन्टियर खटाउने हो। माग्न चाहिँ सक्छ स्थानीय त्यहाँ तत्काल स्थानीय सरकारका कुनै पनि प्रतिनिधिहरूलाई कर्मचारीलाई भोलिन्टियरको रूपमा प्रयोग गर्न सकिन्छ। प्राय सहयोगीहरूको रूपमा स्कुलको स्कुलमा सेन्टर छ भने त्यही विद्यालयको सहयोगी कुनै अफिसर शिक्षक वा सहयोगीले चाहिँ भोलिन्टियरको काम गर्न सक्छ। नपुग्यो भने अर्को विद्यालयबाट प्राप्त गर्न पनि सक्छ। यसरी चाहिँ भोलिन्टियरको त्यो चाहिँ मतदानको प्रक्रियालाई सहज पार्नको लागि र सबै लाइन लगाउनेदेखि लिएर अन्य कुराहरू गर्नको लागि भोलिन्टियर खटाउने कुरा चाहिँ निर्वाचन आयोगको मतदान अधिकृत जुन खटेर गएको छ उसले गर्ने कुरा हो। र पाल्नेजीले चाहिँ शिक्षाको महत्वको विषयमा कुरा गर्नुभयो, हामी त त्यसै विषयमा कुरा गरिरहेका छौँ। हामी निरन्तर काम गर्नुपर्छ, बाह्रै महिना काम गर्नुपर्छ भन्ने कुरा हामीले अघि पनि कुरा गरिसकेका छौँ यस
1: विषयमा। हजुर, अब यी ठ्याक्कै यहाँनिर एउटा प्रश्न चाहिँ अलिक एकचोटि फेरि म दोहोऱ्याउन चाहन्छु। यो जुन यो विद्युतीय मतदानको कुरा हामीले यो बिचमा गर्यौँ, प्रविधिको कुरा गर्यौँ। यो विद्युतीय मतदानको कुरा त हामीले धेरै वर्षदेखि अगाडिदेखि सुनिरहेको, तर यो गर्न सम्भव चाहिँ किन नभएको? यो मेरो मात्रै प्रश्न होइन, अरू सर्वसाधारणको प्रश्न पनि हो, यो सबैजनाको प्रश्न।
0: मलाई मनपर्ने प्रश्न पनि हो यो।
1: हजुर,
0: मैले हामीहरूले चाहिँ 2064 निर्वाचनमा विद्युतीय मतदान गर्ने प्रक्रिया सुरु गर्यौँ। छिमेकी राष्ट्रबाट, मित्र राष्ट्रबाट चाहिँ केही सहयोग लिएर त्यहीँको प्रविधि लिएर आएर म आफैले प्रयोगमा ल्याएर चाहिँ यहाँ प्रयोग गर्ने प्रक्रियामा हामी संलग्न रह्यौँ। केही कर्मचारीहरू तालिम दियौँ, सातवटा क्षेत्रले चाहिँ त्यसलाई प्रयोग पनि गर्यौँ निर्वाचन क्षेत्रमा। यो सफलतापूर्वक प्रयोग भयो, त्यसको प्रशंसा पनि भयो। अनि त्यसपछि 64-70 पनि त्यसलाई चाहिँ हामीले कन्टिन्यू गऱ्यौँ। त्यसपछि चाहिँ यसलाई हामीले निरन्तर दिन सकेनौँ। यो समानुपातिक तर्फको निर्वाचनमा 16 बढी दलहरू उठ्ने, तर चाहिँ त्यो मिसिनले 16 बढी चाहिँ एक्सेप्ट नगर्ने भएको हुनाले चाहिँ हामीले त्योलाई निरन्तरता दुइटै सिस्टममा प्रयोग गर्न पनि सकेनौँ। त्यो परीक्षणको रूपमा प्रयोग भएको हो। तर मैले के भन्ने गर्छु भने अब हामी 64-70 कुरा गरेर बस्ने होइन, 74 कुरा पनि गर्ने होइन। आज हामी धेरै नै अगाडि बढिसकेका छौँ प्रविधि प्रयोगमा। बोलेर मिसिनले जवाफ दिन्छ, बोलेर चाहिँ तपाईँले मत खसाउन पनि सक्नुहुन्छ, बोलेरै फोन गर्न सक्नुहुन्छ, बोलेर घरैबाट फोन गरेर फोनबाट मतदान दिन सक्नुहुन्छ, जहाँ हुनुहुन्छ त्यहीँबाट पनि मतदान दिन सक्ने हुनुहुन्छ। यदि हामी साँच्चीकै प्रविधिलाई व्यवस्थित रूपमा प्रयोग गर्न सक्यौँ भने, त्यस कारणले हामीले गर्न नसक्ने कुरा होइन, आज चाहिँ गर्नु पर्यो, योजना हुनु पर्यो। अनि यसमा कसको महत्वपूर्ण रोल छ भन्दाखेरि चाहिँ तपाईँले सोच्नुभयो होला, निर्वाचन आयोगको त छँदैछ, जहिले पनि निर्वाचन व्यवस्थापन कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगको रोल नहुने कुरा होइन, उनीहरूको भूमिका नै महत्वपूर्ण हो। तर यसका चाहिँ मुख्य स्टेक होल्डर को? राजनीति दल
1: विश्वासै गरे, राजनीति दललाई विश्वासै छैन यो विद्युतीय मतदानमा भन्ने खालको कुराहरू पनि सुनिन्छ।
0: राजनीति दललाई सहमतिमा ल्याउनको लागि चाहिँ हामीले पहिला पनि निकै कोसिस गरेर त्यतिसम्म गरेको हो। अहिले त हेरिहाल्नुभयो तपाईँले, उनीहरूको चाहिँ यो 4 कि 5 हुन्छ नि, के भन्छ त्यसलाई, महाधिवेशन। महाधिवेशन पनि डुवाम राखेर भोट खसाउने चाहिँ व्यवस्था गर्नुभयो उहाँले, लाजस्पद खालको भयो मलाई चाहिँ पर्टिकुलरली, किनभने
1: खानेपानीको ट्याङ्कीमा भोट खसाल्ने व्यवस्था गरिएको
0: लाएर गर्नुभयो भन्नु त। आजको विद्यार्थीहरू, आजको शिक्षित व्यक्तिहरू, आजका चाहिँ युवाहरूले त्यसलाई देख्दाखेरि के भन्ला हामीलाई? हामीसँग नभएको त होइन नि, हाम्रो देशमै क्षमता छ त्यो। अमेरिकाको लागि, युरोपको लागि, अस्ट्रेलियाको लागि, विभिन्न देशको लागि यहाँ बसेर हामी कम्प्युटर चलाएर सफ्टवेयर डेभलप गरेर प्रोसेस गरेर सबैलाई सेवा दिन सकेका छौँ। हाम्रो एकजना, मैले एक्जाम्पल दिने गर्छु, एकजना बुढी आमा मोबाइल लिएर बस्नुहुन्छ, 90 कुनै एउटा बुढी आमा, उनको नातिसँग पनातिसँग कुरा गर्न मन लाग्छ मिडल इस्टमा अथवा युकेमा अथवा अमेरिकामा, उनले चाहिँ पढेकै छैन, तर उनले त्यो पोजिसनल भ्यालु, त्यो किबोर्डको पोजिसनल भ्यालु उनलाई थाहा छ। यहाँ यहाँ यहाँ यहाँ दबायो भने मेरो छोराका नातिका फोन पुग्छ भनेर, त्यतिसम्म पनि हामी प्रविधि प्रयोग गर्नमा हिचकिचा छैनौँ भने हामी सबै लेखेका, पढेका, जानेका, बुझेकाहरू र एकदम युजर फ्रेन्डली प्रयोगकर्तालाई को लागि अत्यन्त सहज साथीको रूपमा चाहिँ राख्न सकिने खालको चाहिँ सफ्टवेयर डेभलप गरेर त्यही किसिमको मिसिन प्रयोग गरेर हामी मतदान गराउन सक्छौँ। र जुन यावत कुरा मतदान गर्नको लागि अहिले चाहिँ ढुवानी गर्नु परेको छ, प्रिन्ट गर्नु परेको छ, काउन्टिङ गर्नु परेको छ, यी सबै कुरा जुन झन्झट भइरहेछन् र गल्ती हुने सम्भावना बढी हुने भइरहेछ, ती सबैबाट चाहिँ मुक्त हुनको लागि हामी इलेक्ट्रोनिक भोटिङ मिसिन इलेक्ट्रोनिक कल्ली चाहिँ भोट हाल्ने व्यवस्था चाहिँ हामी गर्नुपर्छ, गर्न सकिन्छ, त्यो योजनाबद्ध रूपमा गर्नुपर्ने हो। तर दलहरूले यसमा सहमतिमा आउनुपर्छ, उहाँहरूले चाहिँ सहमति नआएसम्म चाहिँ हामी जान सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ। अरू उहाँहरू सहमति हुनुलाई दलमा पनि अहिले अब युवा पुस्ताहरूले चाहिँ यसलाई लिड गर्नुपर्छ र उहाँहरूले यसलाई विश्वासको रूपमा उहाँहरूलाई सबैलाई चाहिँ चित्तबुझ्ने किसिमले चाहिँ उहाँहरूले शिक्षा दिनुपर्ने हुन्छ आफ्नो गार्जियनहरूलाई, अब हाम्रो सिनियर लिडर्सहरूलाई।
1: हजुर, अब जस्तै अब हामी मतदाता शिक्षाका कुरा गरिरहेछौँ, अब यो मतदाता शिक्षालाई चाहिँ एकदमै प्रभावकारी बनाउनको लागि राजनीतिक दल निर्वाचन आयोग बाहेक चाहिँ अरू कसको भूमिका कस्तो हुनुपर्छ, कसरी काम गर्नुपर्छ? अब समय पनि कम छ, 33 दिन 32 दिन बाँकी छ।
0: अरूको भूमिका, तपाईँको भूमिका, मेरो भूमिका त सही छ, खास गरेर मिडिया, यसमा मैले भन्दा मिडियाहरू जति खालका मिडियाहरू हामीसँग छन्, प्रिन्ट मिडिया भन्दा पनि आज चाहिँ तपाईँले अहिले प्रयोग गर्नुभएको मिडिया,
1: सामाजिक सञ्जालको कुरा पनि छ,
0: सामाजिक सञ्जाल, यिनीहरूमा चाहिँ हामी अत्यन्त सजगताका साथ, किनभने गलत मेसेज गइसकेपछि हात्तीको दाँत जस्तो हुन्छ। शिक्षामा चाहिँ जहिले पनि हामी विचार गर्नुपर्ने कुरा शब्दको प्रयोग, छान्ने, के बोल्ने, के दिने, के कसरी पठाउने, एकचोटि गइसकेपछि चाहिँ त्यसलाई फेरि अर्कोले काट्नलाई गाह्रो हुन्छ, त्यो मान्छेले सुनिरहन्छ भन्ने होइन। त्यस कारणले निरन्तर चाहिँ त्यही खालको मेसेज चाहिँ बरु जाओस्, धेरैचोटि जाओस्, र हामी सबै सिभिल सोसाइटी, खास गरेर भन्दा मिडियाहरू र अनि चाहिँ सिभिल सोसाइटीमा अन्य शिक्षा दिने संस्थाहरूले चाहिँ यसमा सहभागी भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: यो मिसइन्फर्मेसन, डिसइन्फर्मेसनको कुराहरू पनि छ, यो कुप्रचार, दुष्प्रचार, हेट स्पिचका कुराहरू पनि चाहिँ यही बेलामा सुनिन्छ।
0: अब यो चाहिँ एउटा यो परम्परा बनेको छ, यदि इलेक्ट्रोनिक सिस्टममा प्रयोग नभइदिएको भए त्यहाँ बोलेपछि सकिन्थ्यो, रेकर्ड पनि हुन्थ्यो, हुन्थेन, तपाईँ पुग्नु भएको भए रेकर्ड हुन्थ्यो होला, तर अहिले त रेकर्ड हुने व्यवस्था पनि छ, अहिले जहाँ पनि जसले पनि फोटो खिचेर पठाउने अवस्था पनि छ, र त्यस कारणले यो यो यसलाई कम गर्नको लागि हेट स्पिच गर्नुहुन्न, कसैको चरित्र हत्या गर्नुहुन्न, निर्वाचनमा चाहिँ कसले कसलाई के भन्न मिल्छ र के भन्दा बढी भन्न मिल्दैन भन्ने विषयमा चाहिँ सिकाइरहनु पर्ने विषय त होइन, तर उहाँहरूले त्यसमा आनन्द लिनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ खास गरेर हामी सबै समाजमा काम गर्ने, सकारात्मक रूपमा यसलाई बुझ्नेहरू र अनि निर्वाचन आयोगले यसलाई यो सोसल मिडियालाई प्रयोग गरेर यसो नगर्नुहोस् र यस यो प्रक्रियाबाट गर्नुपर्छ भन्ने कुरा चाहिँ इन्फर्मेसन निरन्तर चाहिँ गइरहोस् सोसल मिडियामा, बुझ्ने भाषामा, सबैले चाहिँ पढ्न सक्ने भाषामा, र त्यसले गर्दा त्यताप्रतिको चाहिँ जुन विकृति छ त्यसलाई चाहिँ त्यसले काट्न सक्छ अटोमेटिकली, त्यस्तो मलाई लाग्छ।
1: अनि त्यस पछाडि हामी मतदाता शिक्षाको कुरा गर्दाखेरि अब यो मुख्य गरी चाहिँ यो मतपत्रको कुरामा पनि अलिक बढी फोकस हुनुपर्ने स्थानीय तहको निर्वाचनले पनि देखाएको छ, त्यो कुरालाई चाहिँ अलिकति त्यसबाट सिकेर अब के गर्नु पर्ला?
0: खास गरेर मैले मतपत्रको कुरा के छ भने यसपटकको मतपत्र पहिला स्थानीय तहको भन्दा अलि सहज छ, त्यसलाई चाहिँ त्यति धेरै चिन्तित हुनु त पर्दैन, तर पनि कति दल उठेका छन्, कति उम्मेद्वार उठेका छन्, कसको चिन्ह के हो, त्यो कुरा चाहिँ उम्मेद्वारले आफ्नै किसिमले पनि भन्दै जाने चलन छ। एउटा कुरा मैले भनिहाल्छु अनन्तजी, के छ भने हामी निर्वाचन आयोगको तर्फबाट ओडाबाट घर घर भन्दै भन्दै गइरहेको अवस्थामा आज चाहिँ निर्वाचन आयोग गएर एउटा कुरा सिकाउँदै गयो, बताउँदै गयो, अनि भोलिपल्ट चाहिँ अर्को एकजना उम्मेद्वार ए भाउजू मलाई त एउटा भोट चाहिँ त्यसमा हालिदिनु होला है, फलानुमा हालिदिनु होला भनेर चाहिँ उसले भन्दै भन्दै भन्दै जान्छ। अनि भाउजूले, दिदीले अथवा बहिनीले अथवा आमाले के बुझ्नुहुन्छ भने एउटा भोट दिनुपर्ने छ, फलानाकोमा हाल्नु पर्ने छ भने चाहिँ अरू हाल्ने चाहिँ बन्द गर्ने अथवा त्यस्तो खालको त्रुटिपूर्ण काम पनि भएको छ। त्यस कारणले दलहरूले पनि शिक्षा दिँदाखेरि, उम्मेद्वारले पनि शिक्षा दिँदाखेरि, एउटा भोट मलाई दिँदाखेरि चाहिँ अरू कस कसलाई दिनुपर्ने हो, धेरै भोट दिनुपर्ने पनि छ कि, अथवा एउटा भन्दा बढी मतदान दिनुपर्ने त चारवटा मतपत्र छन्, अहिले चारवटा मतपत्रमा चारवटा छाप लगाउनुपर्छ भिन्न भिन्दै ठाउँमा, अथवा फरक फरक दललाई र उम्मेद्वारलाई अनि कस कसलाई कहाँ दिने हो कसरी दिने हो भन्ने कुरा चाहिँ उम्मेदवार भन्दा पनि हाम्रा मतदाताले त्यो दिनमा म कहिले कति बेला जाने के लिएर जाने कसलाई मत खसाउने कस्तो खालको व्यक्तिलाई मैले मत दिनुपर्छ त्यसको चिन्ह के हो ढुक्क भएर अनि घरमा परिवारका सबै सदस्य चाहिँ मतदान केन्द्रमा जानुपर्छ र मतदान दिन मतदान योग्य व्यक्तिहरू तर तिनीहरूलाई कसरी व्यवस्थित गर्ने त्यो त घरको परिवारहरूले सल्लाह गरेर गर्दै जानुपर्ने र एक दुई दिन पहिल्यै चाहिँ सबै आइडी कार्ड परिचय पत्र पनि तयार गरेर राख्नुपर्ने यस्तो महत्वपूर्ण यज्ञ हो नि यो ठुलो यज्ञ हो लोकतान्त्रिक यज्ञ यसमा चाहिँ सबैले यसरी विचार गर्नु पर्यो मतदाताले विचार गरेन भने हामी सुधार गर्न सक्दैनौँ
1: नेपाल चौतारीमा आज हामीले मतदाता शिक्षाको महत्वको बारेमा छलफल गर्यौं नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्ना अमूल्य विचार राखिदिनु भएकोमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेतीज्यू यहाँलाई धेरै धेरै धन्यवाद
0: यहाँलाई धन्यवाद छ अनन्तजी र सम्पूर्ण हाम्रा श्रोता दर्शक र सम्पूर्ण सुन्ने साथीहरू नेपाली नागरिक सम्पूर्ण मतदाताहरूलाई मुक्सी 4 गतेको निर्वाचनलाई सम्झेर सबै कुरा विचार गरेर बुझेर यो लोकतन्त्रलाई संस्थागत गर्ने र अनि विकास गर्नमा चाहिँ आफ्नो सहभागिता जनाउनु हुनेछ भन्ने मलाई विश्वास छ।
1: हस् कार्यक्रम सुन्नुहुने फेसबुकमा हेर्नुहुने साथै आफ्ना प्रश्न राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार बिहान ठिक 8 बजी अर्को महत्वपूर्ण विषयका साथ पुनः आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: एन्जना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। हामी हाम्रो दोस्रो पर्व तिहारको पूर्व सन्ध्यामा छौ, सँगै चुनावी माहौलमा पनि यतिखेर हामी छौं। गाउँघर जताततै शहर बजारमा पनि अहिले चुनावी रौनक छ। चिया पसलदेखि चौतारीसम्म पनि चुनावकै गफ हुन थालेका छन्। विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू पनि यति बेला जनताको घर दैलोमा मत माग्न व्यस्त छन्। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान्सँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: निर्वाचनको मिति तोक्नेदेखि लिएर सुरक्षा प्रबन्ध मिलाउने, निर्वाचनको अनुगमनदेखि निर्वाचनलाई कसरी निष्पक्ष रूपमा सम्पन्न गर्ने भन्ने मुख्य काम निर्वाचन आयोगको हो। अब मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन 30 दिन मात्र बाँकी छ। आजसम्म निर्वाचन आयोगले के तयारी सक्यो र कस्तो तयारी भइरहेको छ र कस्तो तयारी गरिरहेको छ? आज हामी नेपाल चौतारीमा निर्वाचनको तयारीका विषयमा छलफल गर्छौं। छलफलका लागि हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। लक्ष्मीज्यू, यहाँलाई स्वागत छ।
3: धन्यवाद म्याडम, नमस्कार।
1: आराम हुनुहुन्छ?
3: हजुर, ठिकै छ।
1: अहिले त निर्वाचन आयोगलाई एकदमै, जुन यो अहिले पर्व आउँदैछ दीपावली, त्योभन्दा पनि एकदमै बढी व्यस्तता है निर्वाचन आयोगमा। अनि निर्वाचन आयोगको तयारीका विषयमा हामी आज कुराकानी गर्दैछौ। त्योभन्दा पहिले चाहिँ निर्वाचन आयोगले निर्वाचनको लागि गर्ने मुख्य कामहरू चाहिँ के हो, यसको बारेमा सबैलाई थाहा पाउने गरेर भनिदिनुहोस् न।
3: अब आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सञ्चालन गर्नको लागि विभिन्न कार्यहरू गर्नुपर्ने हुन्छ। जस्तै अब सामग्री व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अनुगमन पर्यवेक्षणका लगायतका कुराहरू, त्यसपछि निर्देशिका, कार्यविधि, कानूनको निर्माण, त्यसै गरी अन्य जनशक्तिको व्यवस्थापन लगायतका विभिन्न विषयहरूमा आयोगले तयारी गर्नुपर्ने हुन्छ।
1: भनेपछि अहिले आयोग यसै काममा ओरिफेरीमा होइन, यही काममा व्यस्त रहेको छ। हजुर, अनि अहिलेसम्म यो तयारीको कुरा गर्दा के काम सकियो त निर्वाचन आयोगले निर्वाचनका लागि?
3: अब यो निर्वाचन सामग्रीको सन्दर्भमा कुरा गर्नुपर्दा, निर्वाचन सामग्रीहरू हामीले 81 प्रकारको सामग्रीहरू खरिद गर्नुपर्ने, व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसको लागि 15 प्रकारका सामग्रीहरू निर्वाचन कार्यालयहरूबाट नै खरिद गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी निर्वाचन कार्यालयलाई दिएको छ भने, अन्य त्यसभन्दा बाहेकको अन्य सामग्रीहरू आयोगले आफैले खरिद गरी, खरिदको प्रक्रिया बमोजिम नै खरिद गरी व्यवस्थापन गर्ने कार्य गरिरहेको छ। अनि निर्वाचन सामग्री केही मात्रामा भइसकेको छ भने केही मात्रामा बाँकी नै छ। र मतपत्र सन्दर्भ, मतपत्रको
1: यो यहाँनिर मैले, हजुर, यहाँनिर मैले रोके, जुन यो सामग्रीको कुरा गर्नुभयो 81 प्रकारको, त्यो सामग्री भनेको कस्तो कस्तो सामग्री हुन्छ?
3: सामग्री भनेको मतदानमा प्रयोग हुने खालका, जस्तो सियो, धागो, बोरा, प्लास्टिक कार्डहरू, त्यसपछि मतदाता परिचय पत्र, मतपत्रहरू, मतपेटिकाहरू, रुलर, स्केल, अब यी विभिन्न प्रकारका पढेरै सुनाउनु पर्ने भयो
4: होइन यस्ता
3: किसिमका सामग्रीहरू जुन मतदानहरूमा प्रयोग गरिने जस्तै डोरीहरू मतदान निर्माणका लागि होइन मतगणना स्थलको लागि चाहिने सामग्रीहरू मतदानको लागि चाहिने सामग्रीहरू निर्वाचन कार्यालयहरूलाई चाहिने सामग्रीहरू निर्वाचन अधिकृतमा कार्यालयले प्रयोग गर्ने सामग्रीहरू
4: यी सामग्रीहरू हजुर यी सामग्रीहरू निर्वाचन आयोगले ढुवानी मतलब ल्याएर होइन विभिन्न मतदान स्थलमा
3: पुर्याउने
4: खरिद
3: गरेर निर्वाचन आयोगले निर्वाचन कार्यालयमा पुर्याउने र निर्वाचन कार्यालयहरूले निर्वाचन प्याकिङ गरेर निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याउने र निर्वाचन अधिकृत कार्यालय र निर्वाचन कार्यालयको समन्वयमा मतदान केन्द्रमा पुर्याउने जिम्मेवारी आयोगको रहनेछ
4: हजुर हजुर अब अरू अरू अरू तयारी चाहिँ
3: अब अनि त्यस अन्य सामग्रीहरूको सन्दर्भमा त्यस्तो हुन्छ भने जस्तै मतपत्रको सन्दर्भमा आयोगले मतपत्र छपाई भइसकेपछि सिधै ढुवानी गरेर निर्वाचन अधिकृत कार्यालयमा निर्वाचन अधिकृतलाई नै बुझाउने गरी मतपत्र चाहिँ निर्वाचन अधिकृतलाई नै बुझाउने अन्य सामग्रीहरू निर्वाचन कार्यालय मार्फत बुझाउने गर्ने गरेको
4: छ हजुर अनि यो मतपत्र छपाईको काम चाहिँ के भइरहेको छ सुरु सकियो कि अथवा
3: मतपत्र छपाईको सम्बन्धमा समानुपातिक तर्फको मतपत्रको छपाई सकिएको छ भने त्यसको ढुवानी चाहिँ प्रदेश दुई तिन चारवटा प्रदेश नम्बर एक मधेस प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशमा ढुवानी भइरहेको छ छपाईको काम सकिएको छ भने यता अर्को पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको मतपत्रको छपाईको काम 44 जिल्लाको मतपत्र छपाई भइसकेको छ भने यसको ढुवानी कार्य सुरु भएको छ
4: हजुर जुन यो मतपत्र ढुवानीको कामको कुरा गर्नुभयो नि त्यो ढुवानी चाहिँ कसरी हुन्छ त्यसको लागि सुरक्षा व्यवस्था चाहिँ कस्तो त पारेको हुन्छ अथवा कसरी त्यो टाढा टाढाको ठाउँमा कसरी पुर्याइन्छ
3: त्यसलाई चाहिँ हामीले अब साई नेपाली सेनाको गाडी मार्फत सेनाको गाडी मार्फत नै ढुवानी गरिन्छ र त्यहाँ हाम्रा केही कर्मचारीहरू एक दुईजना मात्रै बस्नुहुन्छ सेनाले नै सम्बन्धित निर्वाचन क्षेत्रको कार्यालयमा लगेर नै ढुवानी गर्ने गरेको छ र मतपत्रको छपाई चाहिँ अहिले जनशिक्षा सामग्री केन्द्रमा भइरहेको छ त्यहाँबाट प्याकिङ गरेर हाम्रो कर्मचारीहरूले प्याकिङ गर्नुहुन्छ अनि त्यो प्याकिङ गरेको सामग्रीहरूलाई प्याकेजिङ अब ठुलो ठुलो प्याकमा प्याक गरेर सम्बन्धित निर्वाचन क्षेत्रमा अब कुन कुन क्षेत्रमा हुनुहुन्छ सम्बन्धित मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याउने जिम्मेवारी चाहिँ नेपाली सेनाको
4: गाडीले गरिरहेको छ भनेपछि अहिलेसम्मको तयारी अनुसार राम्रै भइरहेको छ त्यस्तो कतै ठाउँमा केही त्यस्तो समस्या केही भएको छैन
3: अहिले त्यस्तो बिचमा केही समस्या देखा परेको छैन
4: हजुर अनि अरू काम चाहिँ निर्वाचन यो मतपत्र मत ढुवानी भन्दा अरू काम चाहिँ के गरिरहेको छ अहिलेसम्म
3: अन्य सामग्रीहरू त अब जस्तै यो निर्देशिका कार्यविधिहरूको प्रकाशन अब निर्माण भइसक्यो प्रकाशन पनि भइसक्यो र हामीले निर्वाचन अधिकृतहरू मुख्य निर्वाचन अधिकृतको तालिममा पनि पुर्याइसक्यौँ र कार्यालयहरूलाई पनि वितरण गरिसकेको अवस्था छ र त्यसभन्दा अन्य सामग्रीहरू हामीले कार्यालयमा केही आधा सामग्री चाहिँ कार्यालयमा पुगिसकेको अवस्था छ भने केही चाहिँ पुर्याउने तयारीमै छ
4: हजुर अब यो मतदान स्थलमा अथवा तपाईँहरूको यो जुन खटिने कर्मचारीहरू छन् नि उनी कर्मचारीहरूलाई कस्तो एक मतदान केन्द्रमा कस्तो कर्मचारी अथवा कतिजना कर्मचारी खटाउँछ कर्मचारी व्यवस्थापनको काम चाहिँ कसरी भइरहेको छ
3: अब जनशक्ति व्यवस्थापनको काम चाहिँ अब आयोगले निर्वाचन कार्यालयहरूले जिल्ला स्थित सरकारी निकायहरूबाट सरकारी निकाय र विश्वविद्यालय विद्यालयका शिक्षकहरू कर्मचारी तथा शिक्षकहरूको विवरण निर्वाचनमा खटिन सक्ने र खटिन नसकिने कर्मचारीको विवरण माग गर्ने त्यसलाई एकीकृत रूपमा विवरण तयार गरिसकेपछि त्यहाँ जिल्ला सुरक्षा व्यवस्था जिल्ला जनशक्ति व्यवस्थापन समिति छ एउटा सिडिओको अध्यक्षतामा रहेको छ त्यो समिति चाहिँ त्यो समितिले त्यो समितिमा हाम्रो साथी निर्वाचन कार्यालयका साथीहरूले एकीकृत रूपमा विवरण तयार गरेर त्यहाँ समिति समक्ष पेश गर्नुहुन्छ र समितिले त्यो कर्मचारीहरूको विवरणलाई स्वीकृत गरी त्यसलाई स्वीकृत गरी निर्वाचन मुख्य निर्वाचन अधिकृतलाई बुझाउनुहुन्छ र मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारी निर्वाचन अधिकारी र निर्वाचन अधिकृतसँग समन्वय गरी अनि त्यसपछि उहाँहरूलाई मुख्य निर्वाचन अधिकृतबाट निर्वाचन अधिकृतहरूलाई कर्मचारीको विवरण पेश गरिन्छ र निर्वाचन अधिकृतहरूले आफ्नो मतदान केन्द्रमा जस्तै 9 जनाको दरले र 250 जनासम्म मतदाता भएको र 350 भन्दा यस्तो क्याटेगोराइज गरिएको छ त्यो अनुसार हाम्रो जनशक्ति व्यवस्थापन निर्देशकमा तोकिएको छ त्यो तोकिए प्रमोजनका कर्मचारीहरू निर्वाचन अधिकृतले खटाउनुहुन्छ
4: भनेपछि एउटा मतदान केन्द्रमा चाहिँ कतिजना कर्मचारीहरू खटिन्छन्
3: 9 जना कर्मचारीहरू खटिने व्यवस्था रहेको छ
4: अधिकृत लगायत होइन पर्यवेक्षकहरू होलान्
3: हजुर, त्यसमा चाहिँ मुख्य निर्वाचन मतदान केन्द्रको लागि म चाहिँ यसो हेर्नु पर्नुभयो
4: हजुर।
3: मतदान केन्द्रमा मतदान अधिकृत लगायत सहायक मतदान अधिकृत अनि सहायक कर्मचारीहरू त्यसपछि सहयोगी कर्मचारी स्वयंसेवक गरेर नौजनाको कर्मचारीहरू
4: एउटा मतदान केन्द्रमा नौजना कर्मचारीहरू निर्वाचन आयोगले खटाउँछ।
3: हजुर
4: हजुर। अब यो जहिले पनि निर्वाचन तयारीका क्रममा जहिले पनि बहसको रूपमा आइराख्ने एउटा कुरो के हो भने मतदाता शिक्षाको कुरा आउँछ होइन। अब जहिले पनि नागरिकहरूले मतदाताहरूले भनौँ न मतदान कसरी गर्ने भन्ने तरिका पनि धेरैलाई थाहा हुँदैन। धेरैलाई मतपत्र कसरी यो स्वस्तिक छाप कहाँ हान्ने होइन अनि कसरी पट्याउने भन्ने पनि थाहा हुँदैन। यसको लागि यो निर्वाचन आयोगले मतदाता शिक्षाको लागि के गरिरहेको छ?
3: यो मतदाता शिक्षा सम्बन्धमा निर्वाचन आयोगले चाहिँ विभिन्न तीन चारवटा कार्यहरू गर्ने गर्दछ। जस्तै एउटा घर दैलो कार्यक्रम, अर्को अब निर्वाचनको अब अडियो भिजुअल यो पब्लिक एनाउन्समेन्टहरूको लगायतका ती चिजहरू सामग्रीको उत्पादन अडियो भिडियो सामग्रीहरू, त्यसपछि गएर ती सामग्रीहरूलाई प्रसारण गर्ने र अनि त्यसपछि गएर अर्को एउटा रेडियो टेलिभिजन मार्फत सिधै प्रसारण गर्ने खालका यी चार पाँचवटा गतिविधिहरू चाहिँ आयोगले गर्ने गरेको छ। र यसपटक पनि यो घर दैलो कार्यक्रमको लागि यो मुलुकभरका 753 पालिकामा यो आयोगले स्थानीय तहको सहयोग र समन्वयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य गर्दैछ। र यसको लागि चाहिँ अहिले आयोगबाट गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको अवस्था छ हालसम्म। र यसको लागि अब 753 पालिकामा त्यहाँ प्रत्येक वडामा एक एकजना महिला स्वास्थ्य स्वयंसेविकालाई त्यहाँको त्यो निर्वाचन सम्पर्क व्यक्ति स्वयंसेविका तोकेर उहाँ मार्फत चाहिँ निर्वाचन सामग्रीहरू देखाएर अनि मतदान गर्ने तरिकाहरू सिकाएर प्रचार प्रसारका सामग्री ब्रोसरहरू देखाएर उहाँहरू मार्फत चाहिँ सिकाउने गरिन्छ। र हाम्रो निर्वाचन कार्यालयबाट एकजना सम्पर्क व्यक्ति नासु स्तरको कर्मचारीलाई समन्वयकर्ता तोकिएको छ, उहाँले चाहिँ उहाँलाई त्यसरी चाहिँ गर्नुहुन्छ। र हाम्रो उहाँको समन्वयकर्तालाई फेरि आयोगले ट्रेनिङ दिएर यस्तो यस्तो गरी सिकाउनु होला भनेर चाहिँ आयोगले तालिम पनि सञ्चालन गरिसकेको छ। हिजो र अस्ति चाहिँ त्यही किसिमको तालिमहरू सञ्चालन भएका थिए।
4: हजुर, भनेपछि अहिलेसम्म यो तालिम चाहिँ सकियो, सिकाउने काम चाहिँ सुरु भएको छैन हो?
3: छैन छैन, यो चाहिँ अब 15 लागि गर्ने भन्ने तयारी छ। अब यो त्यो पूर्व तयारीमा छौँ हामी, अब पल्ला पत्राचार भइरहेछ, त्यसपछि सहयोग र समन्वयमा गर्नुपर्ने भएकोले।
4: हजुर, अब जहिले पनि हामी हाम्रो बानी के छ भने पहिले बिस्तारै हामी समय छ भोलि गरौँला भोलि गरौँला भन्ने हुन्छ। जब समय आउँछ समय नै पुग्दैन होइन, हतार हतार हुन्छ। अब यो 15 दिन 30 दिन मात्र छ अहिलेसम्म पनि, अब मतदाताहरूलाई कसरी चुनावमा भोट हाल्ने भन्ने चाहिँ सिकाइएको छैन। स्थानीय तहको चुनावको कुरा गर्दा पनि कति मत बदर भएको थियो होइन, यसले गर्दा यो समयमै यस्तो मतदाता शिक्षा कार्यक्रमहरू सञ्चालन नगर्दाखेरि चाहिँ मत बदर हुने अवस्था चाहिँ झन् कतिको पाइन्छ? अन्त तपाईँले त अब निर्वाचन आयोगमै बसेर काम गरिराख्नु भएको अथवा देखिराख्नु भएको योभन्दा अगाडिको चुनावको अनुभव पनि होला।
3: हजुर, यो बदर हुने मतदाता शिक्षाको अभावमा अवश्य पनि मतपत्र बदर हुने अवस्था रहन्छ नै। अब त्यसमा पनि यसमा यो स्थानीय तहको अहिले गएको स्थानीय तह निर्वाचन 2079 सम्बन्धमा कुरा गर्दा एउटै मतपत्रमा 6 प्रकारका मतपत्र जोडिएर 7 मतपत्र एउटै पन्नामा भएको अवस्था थियो भने यसपटक छुट्टा छुट्टै 4 प्रकारका छुट्टा छुट्टै मतपत्र हुने भएकोले र एउटा मात्र निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाउने अवस्था रहेको हुँदा त्यति धेरै बदर हुन सक्ने अवस्था देखिँदैन। स्थानीय तहको जस्तो जटिल मतपत्र छैन अहिले। र अनि स्थानीय तहमा के थियो भने धेरै निर्वाचन चिन्ह राख्नुपर्ने अवस्था थियो भने अहिले जतिजना उम्मेद्वार हुनुहुन्छ त्यति मात्रै चिन्ह रहने र जति दलले भाग लिनुभएको छ त्यति मात्रै चिन्ह रहने भएको कारणले त्यति धेरै बदर नहोला कि भन्ने हाम्रो
4: आशा हो है। हजुर, यहाँले भन्नुभयो भिडियो मार्फत पनि अब सामाजिक सञ्जालमा पनि मतदाता शिक्षा कसरी मतदान गर्ने भन्ने पनि निर्वाचन आयोगले काम गरिराखेको छ भन्नुभयो होइन। यो चाहिँ कसरी गरिरहेको छ? कुन अब यो भिडियो कुन वेबसाइटमा राखिन्छ? कसरी नागरिकहरूले अथवा मतदाताहरूले हेर्न पाउँछ?
3: यो आयोगको फेसबुक पेजमा चाहिँ राखिन्छ र यो आयोगमा एउटा सामाजिक सञ्जाल र यो प्रेस काउन्सिलको अफिस पनि त्यहाँ बसिराखेको छ। त्यसमा सामाजिक सञ्जालमा सामाजिक सञ्जाल प्रयोग गर्ने साथीहरूले हाम्रो ती भिडियो अडियोहरूलाई अपलोड गर्ने अब सही किसिमले त्यो देखाउन सकिन्छ सकिँदैन, प्रचार प्रसार गर्न सकिन्छ कि सकिँदैन भन्ने सन्दर्भमा पनि उहाँहरू सचेत नै हुनुहुन्छ। उहाँ पनि त्यो टिमले नै काम गरिरहेको अवस्था छ। जति उत्पादनका सामग्रीहरू पनि हामीले विभिन्न निकायहरूसँग विभिन्न व्यक्तिहरूसँग एमओयु गरेर यस्तो खालको चाहिँ भिडियोस अडियोहरू बनाइदियोस् भनेर हामीले ती सामग्रीहरूलाई उत्पादन पनि गरिराखेको छ।
4: उत्पादन गरेर वेबसाइटमा राख्ने काम
3: उत्पादन गर्ने हजुर त्यो एउटा उत्पादनको विषय रह्यो भने अर्को त्यो उत्पादित सामग्रीहरूलाई फेरि प्रकाशन र प्रसारण गर्ने एउटा छापा सामग्रीहरू ब्रोसर पर्चा पम्पलेटहरूको कुराहरू भयो भने अर्को चाहिँ भिडियो अडियो प्रदर्शनका कुरा।
4: यो यहाँहरूले जुन स्थानीय तहको गत वैशाख 30 गति भएको स्थानीय तहको चुनावमा चाहिँ मतदाता शिक्षा कार्यक्रम घर दैलोमा गर्नु भएन होइन, घर दैलोमा नगर्दा चुनाव बदर के भन्छ मत बढी बदर भएको भन्ने कुराले चाहिँ तपाईँहरूले त्यसको पाठ सिक्दै अहिले चाहिँ घर दैलो गरिराख्नु भएको हो कि खासमा के हो?
3: अवश्य भने वास्तवमै अब त्यो मतदाता शिक्षाको कमी भएको भन्ने सबैतिरबाट गुनासा आएकोले हामीले निर्वाचन अनुगमन समीक्षा गर्दा पनि मतदाता शिक्षा नै सिकाइएन, पहिला पहिला घर दैलो कार्यक्रम गर्ने र आयोगले विभिन्न कर्मचारीहरू खटाएर गर्ने गरेको यसबाट हामीले चाहिँ मतपत्रमा कसरी छाप लगाउने र कुन कुन अवस्थामा कसरी लगाउने कहाँ कहाँ लगाउने कसरी लगाउने भन्ने विषयमा जानकारी भएन भन्ने सबैतिरबाट व्यापक गुनासा आएको हुनाले यसपटक चाहिँ हामीले घर दैलो कार्यक्रमलाई पनि स्थानीय तहको समन्वय र सहयोगमा गर्ने भनेर आयोजन लिने
4: गर्छ। हजुर, अहिलेसम्मको चुनावी तयारी गरिराख्दा चाहिँ निर्वाचन आयोगलाई त्यस्तो समस्या अथवा चुनौती आएको सबैभन्दा मुख्य विषय भनेको के हो, के कस्ता चुनौतीहरू आइरहेका छन्?
3: अब यसमा चाहिँ अब त्यस्तो चुनौती नै त नभनौ, अब केही विषयमा चाहिँ अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा जस्तै सुरक्षा व्यवस्थापनका कुराहरू छन्। अब मतदान केन्द्रहरू धेरै ठाउँमा अब कहिले अनधिकृत रूपमा कब्जा हुने अब विभिन्न घटनाहरू घट्ने अब हामीले स्थानीय तहको अवस्थामा निर्वाचनको अवस्थामा पनि देखिरहेका थियौँ होइन। ती मतदान केन्द्रहरूको पहिचान गरेर त्यहाँ कसरी त्यसलाई सुरक्षा व्यवस्थापन त्यसको रणनीति कस्तो बनाउने भन्ने सन्दर्भमा यहाँ सुरक्षा आयोगले सुरक्षा उच्चस्तरीय सुरक्षा समितिको बैठक पनि दुईपटक गरिसकेको छ र यो उच्चस्तरीय सुरक्षा समितिमा चाहिँ माननीय निर्वाचन आयोगको समितिमा गृह मन्त्रालय रक्षा मन्त्रालय राष्ट्रिय अनुसन्धान विभागका महानिदेशकहरू प्रमुखजीवहरू त्यसपछि सुरक्षा निकायका तिनवटै सुरक्षा निकायका प्रमुखहरू बसेर एउटा कमिटी गठन त भइ नै सकेको छ। त्यसको बैठक बसेर कसरी आगामी निर्वाचनलाई सुरक्षित बनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो र उहाँहरूले चाहिँ सुरक्षा कार्ययोजना पनि तयार गर्नुभएको छ।

0: भएका छन् होइन,
1: त्यहाँ
0: मतदान स्थलहरू कस्तो अवस्थामा कस्तो ठाउँमा रहेका छन् भन्ने विषयलाई नै यसलाई चाहिँ मुख्य आधार लिन सकिन्छ। र उहाँले चाहिँ यो खास गरी सुरक्षा निकायको दृष्टिकोणबाट नै हेर्नुपर्ने हुन्छ, उहाँहरूले नै यो चाहिँ अति संवेदनशील छ, यो संवेदनशील छ, यो चाहिँ सामान्य छ भन्ने खालको क्याटेगोरी चाहिँ उहाँहरूले नै गर्नुहुन्छ, र त्यसपछि हामीहरूलाई यस्तो गर्नुपर्ने हुन्छ भनेर समन्वय र सहकार्यमा चाहिँ कार्य गर्नु हो। उहाँहरूले कार्ययोजना बनाइराख्नु भएको छ, अनि संवेदनशीलमा कसरी जाने र सामान्यमा यति रास्ता पनि पुग्ने भन्ने अब जनशक्ति व्यवस्थापनका कुराहरू, सामग्री व्यवस्थापनका कुराहरू नै रहन्छन्।
1: हजुर, अब यो निर्वाचन आयोगमा अहिले चाहिँ सबैभन्दा मुख्य सबैभन्दा धेरै कुरा सुनिएको भने आचार संहिता तपाईँहरूले लागू पनि गरिराख्नु भएको छ, तर आचार संहिता उल्लङ्घनका घटनाहरू पनि एकदमै भइरहेको हामीले देख्न पाउँछौ होइन। खासमा चाहिँ आचार संहिता उल्लङ्घन ठूला दलबाटै पनि भएको पाइएको छ, यसको बारेमा निर्वाचन आयोगले के गरिरहेको छ?
0: यो आचार संहिता असोज 12 गतेबाट नेपाल निर्वाचन आयोगले लागू गरिसकेको छ, यो राजपत्रमा पनि आइसकेको विषय हो, र यो सबैलाई थाहा पनि जानकारी पनि छ। हामीले निर्वाचन आचार संहिता निर्माणको क्रममा पनि राजनीतिक दलहरूलाई बोलाएर हामी छलफल कार्यक्रम पनि गऱ्यौँ, उहाँहरूको समन्वयमा नै उहाँको राय सुझावलाई सङ्कलन गरेर नै हामी तयार गऱ्यौँ, लागू पनि गऱ्यौँ। र अहिले आचार संहितामा भएका विषय बाहेक विपरीतका कार्यहरू चाहिँ गर्न पाइँदैन, यो सबैलाई थाहा भएकै विषय हो। र पनि यो उल्लङ्घनका घटनाहरू चाहिँ अब बारम्बार यसपटक मात्रै नभएर विगतका अनुभवहरू पनि अब त्यस्तै देखिन्छन् र उल्लङ्घनका भइरहेका छन्। हजुर, हामीले जुनसुकै माध्यमबाट प्राप्त भएका उजुरीहरू, पत्र पत्रिकामा देखिएका कुराहरू, सामाजिक सञ्जालमा भेटेका कुराहरूदेखि लिएर उजुरी सम्पूर्ण उजुरीहरूलाई हामीले के कसो भएको हो, यो विषयमा यस्तो देखिएको भनेर हामीले चाहिँ स्पष्टीकरण सोध्ने काम भइरहेको छ अहिले। अब आयोगले त्यसरी सोधी स्पष्टीकरण सोधेको छ, अब स्पष्टीकरणको जवाब प्राप्त भइसकेपछि त्यस पछाडि अनि थप कारवाहीको प्रक्रिया अगाडि।
1: हजुर, यो तपाईँहरूले स्पष्टीकरण सोधेको कति दिनभित्र चाहिँ जवाब पेस गरिसक्नु पर्ने हुन्छ, अथवा त्यो दिनभित्र जवाब पेस गरिएन भने चाहिँ के हुन्छ?
0: अब स्पष्टीकरणलाई त खासै त्यसरी अब 3 दिनभित्र वा 7 दिनभित्र हामीले केही कहिले काहीँ तोकेरै पनि भन्नुपर्ने हुन्छ भने कहिले चाहिँ स्पष्टीकरण मात्रै मागिएको हुन्छ, र त्यो स्पष्टीकरण सोधिएको अवधिभित्र नै खास गरी दिनुपर्ने हुन्छ, र धेरैले चाहिँ स्पष्टीकरण सोधेको मितिभित्र नै जवाफ दिएको अवस्था थियो पहिला। अहिले पनि केही मात्रामा 38 उजुरीहरूको चाहिँ हामीले स्पष्टीकरण सोधेको रहेछ, त्यसमा पनि 29 जवाफ आइसकेको अवस्था छ, जवाफ चाहिँ आउन आउँछ,
1: हजुर। त तपाईँहरूले जुन स्पष्टीकरण सोध्नुहुन्छ त्यो स्पष्टीकरण चाहिँ तपाईँहरूले सोध्नु भएको समयभित्रमै आइपुग्छ भनेपछि, अब ठूला राजनीतिक दलहरू पनि अहिले चाहिँ आचार संहिता उल्लङ्घन गर्नेको मुख्यमा परेको छन् नि है? कसरी उहाँहरूले आचार संहिता उल्लङ्घन गरिरहेका छन्?
0: अब यो आचार संहिता उल्लङ्घन, अब यो सामाजिक सञ्जालको चाहिँ अलिकति जटिल पनि रहेछ, अनि हामीले चाहिँ यसमा के कसो भएको भन्ने सन्दर्भमा अब हामीलाई अब यो कसरी भयो हामीलाई थाहा छैन भन्ने खालका नै अब जवाफ आउने गरेको पाइन्छ। यो उहाँहरूलाई जानकारी नभएर त होइन नै होला, अब यो कसरी भएको छ यो विषयमा चाहिँ गम्भीर रूपले नै आयोगले हेर्नुपर्ने हो।
1: हजुर, अब सामाजिक सञ्जाल पनि यतिखेर मुख्य चुनौती बनेको हो, मतलब त्यो यस्तो चुनावको बेलामा चाहिँ गलत सूचनाहरू सार्वजनिक हुने होइन, भ्रमहरू नभएका कुराहरू बढी छ्यापछ्याप्ती आउने, यो सामाजिक सञ्जालको निगरानीका लागि चाहिँ आयोगले के गरिरहेको छ?
0: यहाँ चाहिँ अब हामीले सामाजिक सञ्जालको निगरानीको लागि एउटा विज्ञ सम्मिलित टिम गठन भएको छ, त्यो टिम चाहिँ हाम्रै आयोगमै बसेर त्यो सामाजिक सञ्जाललाई स्पेसल रूपमा हेर्ने त्यो टिमले चाहिँ हेरिराखेको छ, र त्यही टिमबाटले यस्तो हेरेर अनि प्राप्त भएका सामाजिक सञ्जालका विषयहरूमा पनि हामीले सोध्ने गरेका छौँ। र अब त्यो अलिकति यसमा च्यालेन्जिङ नै हुँदो रहेछ, अब यो विषयहरू के विभिन्न विषयहरूलाई जोडेर पनि देखाउन सकिने होइन, अब कहिले काहीँको भिडियो फेरि अर्को समयमा ल्याएर देखाइदिने, यस्तो यस्तो विषयहरू पनि यसमा हुँदा रहेछन्। अनि त्यसमा चाहिँ यो आचार संहितामा दुष्प्रचार, मिथ्या सूचना होइन, त्यसपछि द्वेषपूर्ण अभिव्यक्ति, यस्ता यस्ता विषयहरूले पनि अलिकति निर्वाचनलाई दूषित बनाउने काम गर्दो रहेछ।
1: भनेपछि यसको लागि विज्ञहरूको छुट्टी टोली गठन गरेर सामाजिक सञ्जाललाई कसरी निगरानी गर्ने भन्ने काम पनि निर्वाचन आयोगले गरिरहेको छ। हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउण्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचन आयोगले निर्वाचनको तयारी

0: कसरी गरिरहेको छ भन्ने विषयमा निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मासँग निर्वाचनको तयारीका विषयमा कुराकानी गरिरहेका छौं।
1: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
0: हजुर, हामी निर्वाचन आयोगले निर्वाचनको तयारी कसरी गरिरहेको छ, के गरिरहेको छ भन्ने विषयमा कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफ्ना प्रश्न जिज्ञासा आजका अतिथिलाई राख्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। हामीले त्यसका लागि नम्बरहरू अगाडि भनिसकेका छौं। हजुर लक्ष्मीजी, अब यो निर्वाचन तयारीको कुरा जहिले पनि गरिराख्दाखेरि चाहिँ होइन, सबैभन्दा निर्वाचन आयोगले गर्नै पर्ने एकदमै चुनावको पूर्व सन्ध्यामा कामहरू अरू चाहिँ के हुन् तयारीको कुरा गर्दा?
2: तयारीको कुरा मैले अघि पनि बताइसकेँ हजुरलाई, जस्तै जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, त्यसपछि अब सुरक्षा व्यवस्थापन लगायत अब यो मतदाता शिक्षा, यी विभिन्न कुराहरू चाहिँ खास गरी यिनै कुराहरूमा नै गर्नुपर्ने देखिन्छ।
0: हजुर, अहिलेसम्म अब गर्नै पर्ने मतलब अब सुरु त सबै काम गरिसक्नु भएको होला, अब गर्न सुरु गर्नै बाँकी रहेको कामहरू चाहिँ कसरी हुँदैछ, के कुराहरू चाहिँ यो आयोगले तयारी गर्न बाँकी रहेको छ?
2: बाँकी भन्नाले ठ्याक्कै त्यस्तो त केही छैन, अब सुरु त सबै कार्यहरू सुरु नै भइसक्यो। अब जस्तै मतदाता शिक्षाको विषय मैले हजुरलाई अघि नै सूचित गराइसकेँ, अब त्यो मतदाता शिक्षा कार्यक्रम चाहिँ सुरु भइसकेको छैन र यो पूर्व सन्ध्यामा छ, सन्ध्यामा नै रहेको छ। अन्य चाहिँ अन्य कामहरू जस्तै अब कार्यविधि निर्देशिका र यी कानुन निर्माणका कामहरू प्रकाशन, यसलाई तयार गरिकन प्रकाशन भइसकेको छ भने अब वितरण गर्ने अवस्थामा रहेको छ। अन्य विषयहरूमा त तयारी नै भएको जस्तो मलाई लाग्छ।
0: हजुर, यो कानुन निर्माणको अलिकति कुराकानी गरौँ होइन, निर्वाचन ताका अथवा निर्वाचन अगाडि निर्वाचन पछाडि चाहिँ निर्वाचन आयोगले कस्ता कस्ता कानुनहरू बनाउँछ र कसरी यो प्रकाशन गर्छ?
2: राम्रो प्रश्न सोध्नु भयो। अब यो निर्वाचनको सन्दर्भमा सबभन्दा मुख्य कुरा त पहिला निर्वाचन आचार संहिता चाहियो। अब निर्वाचन आचार संहिता, अब पुरानो आचार संहिताहरूलाई चाहिँ केही न केही समय परिस्थिति अनुसार चाहिँ हामीले त्यसलाई समय अनुकूल बनाउनै पर्ने हुन्छ। त्यसमा केही रिभ्यू गरेर पुराना फिडब्याकहरूलाई लिएर हामीले अहिलेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयहरूलाई लिएर चाहिँ एउटा निर्वाचन आचार संहिताको पुनरावलोकन गरेर निर्माण गर्नुपर्ने हुन्छ। दोस्रो चाहिँ अब हाम्रा निर्वाचन निर्देशिकाहरू, जस्तै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, निर्वाचन अधिकारीहरूले, अब आयोगले समेत सबैले प्रयोग गर्ने खालका यी अहिलेको निर्वाचनलाई नै जोडेर एउटा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, अब जनशक्ति व्यवस्थापन निर्देशिका, पर्यवेक्षण निर्देशिका, अनुगमन निर्देशिका, त्यस्तै गरी अब समानुपातिक तर्फका निर्वाचन निर्देशिकाहरू, त्यस्तै अब अर्को आर्थिक व्यवस्थापन निर्देशिका, अनि त्यसपछि अनुगमन निर्देशिका, त्यसपछि कसुर तथा सजायका यी ऐन अनुसारका विषयहरूलाई समेट्नको लागि त्यसको निर्देशिकाहरू, त्यसपछि अब मतदान निर्देशिका, खास गरी मतदान अधिकृतले विशेष गरी प्रयोग गर्ने चाहिँ मतदान निर्देशिका, अनि मतगणना स्थलमा प्रयोग गरिने, मतगणनाको समयमा प्रयोग गर्ने चाहिँ निर्वाचन अधिकृतले प्रयोग गर्नको लागि चाहिँ मतगणना निर्देशिका लगायतका यी विभिन्न, अब जस्तै निर्वाचन आचार संहितामा उल्लेख भएका विषयलाई पनि कसरी सरलीकरण गरेर कार्य गर्ने भन्ने सन्दर्भलाई लिएर चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन कार्यविधिहरू लगायतका विषयहरू चाहिँ लगायतका विषयमा तयारी गर्नको लागि हामीले चाहिँ कार्यविधि निर्माण गरियो भने, निर्देशिकाहरू जारी गरियो भने यसबाट सहज हुन्छ भन्ने किसिमले चाहिँ निर्देशिका तयार गरिन्छ र निर्देशिकामा ऐन नियमका कुराहरू पनि जारी गरेर सरल किसिमले कसको के भूमिका हुने र कसरी गर्ने भन्ने सन्दर्भमा त्यसलाई स्टेप स्टेप वाइज चाहिँ निर्देशिकामा सरलीकरण गरेका छौँ।
0: हजुर,
2: यो कामहरू पुरा भइसकेको छ,
0: पुरा भइसकेको छ। यो तपाईँहरूले निर्माण गर्ने कानुन, यो जुन अहिले कुरा गर्नुभयो नि, यो भनेको निर्वाचन समय अवधिको भरको लागि अथवा यो मत परिणाम नआइ कुञ्जेलसम्मको लागि होला है?
2: हजुर, अब यसै निर्वाचनको जस्तै अहिले पटनी सभा तथा पटसभा सदस्य निर्वाचनको सन्दर्भमा हामीले यी यति कानुनहरूको निर्माण गरियो भने यसभन्दा अघि जस्तै स्थानीय तह निर्वाचनको लागि पनि स्थानीय तह निर्वाचन निर्देशिकाहरू के त्यति बेला तत्काल चाहिने निर्देशिकाहरू त्यसरी नै निर्माण गरियो। यो बेला बेलामा गर्नुपर्ने हुन्छ, प्रत्येक निर्वाचनलाई लक्षित गरेर बनाउनु पर्ने।
0: हजुर, यो अनुगमनको कुरा यहाँले अघि गर्नुभएको छ, अनुगमन समिति पनि गठन गर्नुभएको छ है, गरिएको छ निर्वाचन आयोगले। यो अनुगमन गठन गरेको टोलीले चाहिँ के कुराको अनुगमन गर्छ, कसरी गर्छ, स्थानीय तहसम्म चाहिँ गाउँ ग्रामीण स्तरसम्मको कुरालाई चाहिँ कसरी अनुगमन गर्छ?
2: अब यसमा चाहिँ निर्वाचन आचार संहिता कार्यान्वयन भयो कि भएन, पालना भयो कि भएन भन्ने सन्दर्भमा चाहिँ निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समिति एउटा छ भने जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ र यही समितिले नै फेरि यता निर्वाचन अनुगमन भनेको अन्य प्रचार प्रसारका कार्यहरू त्यसपछि मतदानका विषय, मतगणनाका विषय, अन्य विषय, सम्पूर्ण विषयहरूमा प्रचार प्रसारका विषय खास गरी मुख्य चाहिँ त्योलाई चाहिँ अनुगमन निर्देशिकाबाट पनि गाइडेड हुन्छ र ती समिति चाहिँ एउटै समितिले त्यो दुवै प्रकारको निर्वाचन आचार संहिता पनि प्रचार प्रसारका पनि मतदान लगायतका अन्य सम्पूर्ण विषयमा अनुगमन गर्न चाहिँ केन्द्रीय स्तरमा एउटा केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ भने जिल्ला स्तरमा जिल्ला आचार संहिता अनुगमन समिति रहेको छ र केन्द्रीय स्तरमा माननीय निर्वाचन आयुक्तज्यूको संयोजकत्वमा गठन भएको छ विभिन्न निकायहरूको रहेको छ भने जिल्लामा के अरे जिल्लामा चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र अन्य सुरक्षा निकायका प्रमुखहरू पनि, त्यसपछि गएर प्रमुख कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुखलाई पनि त्यसमा सदस्यमा राखिएको छ। यी समितिहरूले त्यहाँ गर्नुहुन्छ र फेरि अहिले हामीले चाहिँ अहिले हालसालै चाहिँ अनुगमन अधिकृतको रूपमा चाहिँ आचार संहितामा नेपाल सरकार वा प्रदेश सरकारको अधिकृत स्तरको कर्मचारीलाई आयोगले खटाउने र खटाएको कर्मचारीले नै अनुगमन अधिकृत रूपमा काम गर्नुपर्ने व्यवस्था तोकिएको थियो भने अब आयोगले निर्णय गरेर प्रमुख कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई अनुगमन अधिकृतको रूपमा अहिले हालसालै खटाएको छ र उहाँहरूले चाहिँ जिल्ला स्तरको अन्य अनुगमन गर्ने अधिकारी छुट्टै उहाँहरूले गर्नुहुन्छ भने समिति चाहिँ मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको छ, त्यो समितिमा पनि कसैले जो कसैले पनि उजुरी दिन सक्नुहुन्छ भने समिति आफैले पनि सक्रिय भएर अब अनुगमन गर्न सक्ने अवस्था जिल्लामा रहेको छ भने केन्द्रमा केन्द्रीय समितिले हेरिरहेको अवस्था छ।
0: हजुर, यो अनुगमनका क्रममा जस्तै निर्वाचन आचार संहिताकै कुराकानी गर्दाखेरि चाहिँ एउटा नागरिकले पनि आचार संहिता उल्लङ्घन गर्न चाहिँ सक्छ होइन, यो आचार संहिता नागरिकले कसरी उजुरी गर्न मतलब कसरी उल्लङ्घन गर्न सक्छ र उजुरी गरेको अथवा अरूलाई उल्लङ्घन गरेको देखेमा पनि चाहिँ उसले कसरी उजुरी गर्न सक्छ?
2: सही प्रश्न उठाउनुभयो। त्यसै चाहिँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पनि दिन सक्छ, हाम्रो निर्वाचन कार्यालयमा पनि दिन सक्ने हुन्छ र अब आयोगमा अब नजिकै भएको मतदाता के अरे व्यक्तिहरूले चाहिँ आम नागरिकहरूले आयोगमा पनि दिन सक्नुहुन्छ भने एउटा हाम्रो सूचना संकलनको लागि आयोगमा एउटा टोल फ्री नम्बर कल सेन्टर भनौँ न 1103 पनि कल गरेर उहाँहरूलाई सूचना दिन सकिन्छ र त्यो सूचनाबाट पनि हामीले चाहिँ अब त्यहाँ के कसो भएको भनेर हामीले चाहिँ त्यहाँबाट अन्य अनुगमनकर्ता अनुगमन अधिकृतलाई पनि हामी निर्देश दिन सक्छौँ र यसरी जहाँ जुनसुकै कार्यालयमा मुख्य निर्वाचन अधिकारीले निर्वाचन कार्यालय निर्वाचन कार्यालय र आयोग र अनुगमन अधिकृत कार्यालयमा पनि अनुगमन अधिकृत समक्ष पनि उजुरी दिन सकिने व्यवस्था रहेको छ।
0: हजुर, नागरिकले चाहिँ एउटा सामान्य मतदाताले निर्वाचन आचार संहिताको उल्लङ्घन चाहिँ कसरी गर्छ, उसलाई जबकि उसलाई आफैलाई पनि थाहा हुँदैन यो आचार संहिता हो कि होइन भन्ने त प्राय मतदाताहरूलाई थाहा हुँदैन नि त, नागरिकले गर्न सक्ने मतदाताले गर्न सक्ने उल्लङ्घन भनेको कस्तो कस्तो हुन्छ?
2: यो अहिले चाहिँ एकदमै जनमानसमा एकदम झुकिने खालको के छ भने अरू कसैले चाहिँ अब सबैले पालना गर्नुपर्ने आचरणमा के छ भने कसैको पक्ष विपक्षमा त्यो मत माग्न नहुने होइन, सामाजिक सञ्जालमा राखिएको विषयमा लाइक ट्याग सेयर केही गर्न नमिल्ने भन्ने छ भने यहाँ चाहिँ अब हाम्रो हामी चाहिँ यति अभ्यस्त भइसकेका छौँ कि त्यस अब हामी सामाजिक सञ्जालमा लाइक गर्ने, कमेन्ट गर्ने, अब सेयर गर्ने, ट्याग गर्ने त हाम्रो अब बानी हेबिट नै भइसकेको छ, त्यो हामी चाहिँ हेर्दै नहेरिकन सरसर्ती अब जे देखे पनि लाइक गर्ने बानीले पनि एउटा चाहिँ त्यतातिर समस्या आएको छ, त्यो उल्लङ्घन भएको छ कि। त्यसपछि दोस्रो चाहिँ उहाँहरूले अब यो आचार संहितामा के कुराहरू चाहिँ मैले गर्नु हुँदैन त भन्ने यो आचार संहिताको कुराहरूलाई नजानेर पनि उहाँहरूले गर्नुभएको हुन्छ। जस्तै अब प्रचार प्रसारमा कसरी प्रचार प्रसार गर्ने, कसको गर्ने कसको नगर्ने, हामीले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विषयको जानकारी नहुँदा नै धेरै मतदाताहरूले के अरे धेरै नागरिकहरूले यसरी उल्लङ्घन भएको देखिएको छ।
0: हजुर,
2: खास गरी सामाजिक सञ्जालमा बढी समस्या छ।
0: हजुर, यो अब जानी नजानी, अब यो जानी जानी भन्दा पनि नजानी नजानी तरिकाले चाहिँ उल्लङ्घन भइरहेको छ होइन। अब यस्तो अवस्थामा चाहिँ मतदातालाई जानकार बनाउन यस्ता यस्ता विषयमा यी गर्न हुँदैन, यो यो गर्न पाउँछ भनेर चाहिँ यो घर दैलो भन्दा बाहेक अरू अरू के कसरी भइरहेको छ, उहाँलाई जानकारी दिने काम चाहिँ कसरी भयो?
2: अब यो निर्वाचन आचार संहिताको सम्बन्धमा हामीले चाहिँ प्रदेश स्तरीय अब तालिम जुन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिएको तालिममा पनि हामीले यस्तो एउटा क्लास नै राखेर हामीले सबैलाई यो विषयमा सूचना दिइयो, जानकारी गराइयो। त उहाँहरू त अवेरनेस नै भएको व्यक्ति हुनुहुन्छ, तर उहाँहरूले चाहिँ फेरि मतदान अधिकृत मतगणना खटिने कर्मचारीहरू, त्यसपछि मतदानमा खटिने अन्य कर्मचारीहरूलाई पनि ट्रेनिङ दिन सक्नुहुन्छ, सूचना दिन सक्नुहुन्छ भन्ने हिसाबले पनि हामीले उहाँलाई ट्रेनिङ दियो। र अन्य विषयमा हामीले आयोगको वेबसाइटमा राखेका छौँ, आचार संहिताको पालना गरौँ यसो गरौँ भनेर हामीले फेरि त्यो भिडियो अडियो पनि अब सुनिराखेकै छौँ हामीले होइन। त्यस्ता विषयहरूमा अब आयोगबाट त्यति धेरै कार्यक्रमहरू यो निर्वाचन आचार संहितालाई स्पेसल गरेर नै अहिले त्यति धेरै राखिएको जस्तो लाग्दैन मलाई। यो जिल्ला निर्वाचन हाम्रो कार्यालयहरूबाट चाहिँ भइरहेकै छ।
0: हजुर, अब यो स्थानीय तहको मत जुन चुनावको बेला मतगणना मतपरिणाम सार्वजनिक गर्न पनि कति भनौँ न धेरै महिना करिब करिब महिनै दिन जति लाग्यो होइन। अब अहिले चाहिँ समयमै सम्पन्न मतपरिणाम पनि समयमै निकाल्न अथवा यो स्थानीय तहका जस्ता त्यस्ता विभिन्न किसिमका घटनाहरू नहोस् भन्नको लागि निर्वाचन आयोगले पूर्व तयारी चाहिँ के गरिरहेको छ?
2: अब यसको सन्दर्भमा अब सुरक्षा व्यवस्थापन नै ठुलो एउटा ठुलो मुख्य पाठ हुन्छ यसमा। यो मतगणनाको लागि चाहिँ होइन सुरक्षा व्यवस्थापन भयो भने त्यस पछाडि भित्र अब जनशक्ति व्यवस्थापनको कुरा हो। अब टिम गठन गरेर अब निर्वाचन अधिकृतले मुख्य निर्वाचन अधिकृतहरूले आफूले ल्याएका मतपेटी घरमा रहेका मतपेटीहरू टिम गठन गरेर छुट्टा छुट्टै टिम गठन गरेर जति सक्दो छिटो त्यो स्थानीय तहमा ढिलाइ हुनको मुख्य कारण चाहिँ एउटै मतपत्रमा विभिन्न छाप अब यो 6-7 वटा छापहरू हेर्नुपर्ने तलदेखि माथि विभिन्न लहरका हुने भएको कारणले पनि समय बढी लागेको हो त्यसमा। र अब अहिले यसपटकमा हामीले चाहिँ त्योभन्दा धेरै छिटो हुने जस्तो देखिन्छ, किन भन्दा एउटा मतपत्र धेरै ठुलो पनि नहुने र एउटा चित्र मात्र हेर्नुपर्ने भएकोले त्यो अलिक छिटो केही स्थानीयको भन्दा केही छिटो हुन्छ भन्ने हामीले लागेको छ। र आएको पनि त्यही अनुसारको जनशक्तिको तयारी गर्छ जनशक्ति र
0: स्थानीय तहको मतपत्र र अहिलेको मतपत्रमा चाहिँ कस्तो फरक हुन्छ? जस्तै अब स्थानीय तहको मतपत्रमा चाहिँ आयोगमा दल दर्ता नभएका चिन्हहरू पनि राख्दा पनि अब कतिपय नागरिकहरू झुक्किएको भन्ने चाहिँ थियो, अहिले चाहिँ कति कसरी राखिएको छ त्यो मतपत्र चाहिँ?
2: अहिले मतपत्रमा त्यस्तो झुक्किने अवस्था छैन, किन भन्दा यो प्रत्यक्षतर्फ यो पहिले हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको जुन मतपत्रहरू छन् त्यो जति उम्मेद्वार छन् त्यति मात्रै निर्वाचन चिन्हहरू रहेको हुनाले उहाँहरू झुक्किने अवस्था छैन। यो चिन्हमा मतदान गरौँ भनेपछि उहाँहरू एउटा चिन्ह खोज्ने र एउटा मात्रै छाप लगाउने, त्यो हुँदाखेरि एउटा मतपत्रमा एउटा छाप लगाउने हुँदा गणना गर्न पनि सजिलो, एउटा मात्रै छाप हेरेपछि पुग्यो। अब स्थानीय तहमा के थियो भने एउटामा 7 वटा चिन्ह हेर्नु पनि त्यो पनि तलदेखि माथिसम्म हेर्नु पर्ने, अब गाउँपालिका के अरे पालिकाको प्रमुख अनि उप प्रमुख त्यसपछि वडा अध्यक्ष वडा सदस्य दलित महिला सदस्य अन्य सदस्य गरेर यो 7 प्रकारका चिन्हहरू माथिदेखि तलसम्म त्यो पनि 56 लहरको मतपत्र होइन यति ठुलो मतपत्रमा त्यो हेर्दाखेरि गणना गर्न ढिलो भएको कारण खास कारण चाहिँ त्यो मतपत्रकै जटिलता भएको हामीले पायौँ।
0: भनेपछि त्यही पनि सिकाइको आधार पनि भयो होला तपाईँहरूलाई अब चाहिँ यो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा चाहिँ कस्तो मतपत्र राख्ने भन्ने कुरा है।
2: हजुर अवश्य।
0: हजुर, अब चुनाव आउन 30 दिन मात्र बाँकी छ, एउटा मतदाताले आफ्नो मतदान स्थलसम्म पुगेर भोट हाल्नको लागि चाहिँ के लिएर जानुपर्छ, कसरी भोट हाल्ने?
2: अब त्यसमा चाहिँ सबभन्दा प्रमुख त आफ्नो मतदाता परिचय पत्र एउटा विषय भयो, अर्को चाहिँ आफ्नो नागरिकताको प्रतिलिपि अथवा प्रमाण पत्र ओरिजिनल नै, त्यो दुईटा डकुमेन्ट लानु पर्यो। र आफू चाहिँ त्यो मतदाता एउटा कस्तो समस्या देखिन्छ भने मतदाता परिचय पत्र छ तर त्यहाँ त्यो सम्बन्धित निर्वाचन त्यो मतदान केन्द्रमा आफ्नो नामावलीमा नाम छैन। त्यो कसरी हुँदो रहेछ भने यहाँ चाहिँ अब आम नागरिकहरूले थाहा नपाएर 2-3 तिर फोटो खिच्छ, फोटो खिचेपछि आयोगले चाहिँ यो भेरिफाई गर्ने क्रममा अन्तिम मतदाता नामावली निकाल्ने क्रममा उहाँ चाहिँ दोहोरो देखियो भने दोहोरो नाम देखिएपछि पछि कायम हुन्छ, अघिल्लो चाहिँ डिलिट हुन्छ, त्यो आफै सिस्टमले नै उडाइदिन्छ। त्यो कारणले उहाँले परिचय पत्र लिएर आउने, तर अब यो म यस यो त छैन, यहाँ त नाम छैन भनेपछि अब उहाँहरूले पनि अब जानकारी हुँदैन, रिस पनि उठ्ने भयो, अनि अलिकति त्यही दङ्गासँग हुने पनि एउटा कारण त त्यो पनि हो जस्तो लाग्छ, दुईजना नै व्यक्तिको यस्तो भयो भने। तर त्यसमा चाहिँ मतदाताहरूले चाहिँ के कुरो बुझ्नु पर्यो भने, पहिला मेरो त्यो सम्बन्धित ठाउँमा मतदाता नाम अलियो मेरो नाम छ कि छैन, र यो मतदाता परिचय पत्रमा अहिले फेरि अलिकति क्रम संख्या तोड चाहिँ त्यो थपबाट हुँदाखेरि क्रम संख्या मिल्दो रहेछ, क्रम संख्या नमिले तापनि आफ्नो त्यस मतदाता नाम अलिमा नाम छ भने पहिले आफूले हाम्रो अहिले आएको वेबसाइटमा गएर जन्म मिति र आफ्नो नाम हानेपछि हजुरले फोटो सहित आफ्नो त्यो हुँदाखेरि सबैले यसलाई ध्यान दिएर त्यो हेरिदिनु भयो भने चाहिँ त्यति धेरै समस्या नहोला। र त्यो त्यहाँ जाँदाखेरि लानुपर्ने कागजात भनेको त्यही दुईटा, नागरिकता र मतदाता परिचय पत्र
0: लिएर चाहिँ हामीले भोट हाल्न सक्छौँ।
2: हजुर
0: लक्ष्मीजी, अब यो हामीले करिब 45 मिनटसम्म यहाँसँग कुराकानी गर्यौँ निर्वाचन आयोगले निर्वाचनको लागि कसरी के तयारी गरिरहेको छ भन्ने कुरामा। मैले तपाईँलाई सोध्न छुटाएको र तपाईँले भन्नै पर्ने कोही त्यस्तो कुरा छ निर्वाचन आयोगको तयारीको बारेमा?
2: तयारीको विषयमा अब लगभग धेरै कुराहरू त हजुरले सोधि पनि सक्नुभयो र मैले भनिसके जस्तो लाग्छ मलाई। अब नभनी नहुने कुरा त अब यसै सन्देश मार्फत पनि मतदाताहरू चाहिँ सुशिक्षित हुनु होला भन्ने चाहिँ मैले आग्रह गर्न चाहेँ। र आफू आफ्नो मतदाता नामावलीमा नाम छ कि छैन पहिला आफू एसर हुने सुनिश्चित हुने, त्यसपछि कुन चाहिँ मतदान केन्द्रमा मेरो नामावली छ, त्यो त मेरो मतदाता परिचय पत्र नम्बर यो त्यो मिल्छ कि मिल्दैन भन्ने कुरामा एउटा चाहिँ पनि मतदाताले लिनुपर्ने हुन्छ। अर्को कुरा अब एउटा मतपत्र एउटा चिन्ह भन्ने पनि उहाँहरूलाई अब यो यसैबाट पनि थाहा भइ नै हाल्यो। अनि अर्को चाहिँ अब आफूले रोजेको खोजेको नेता चाहिँ राजनीतिक दलको नेतालाई चयन गरौँ, अनि त्यसपछि गएर अहिले झुक्किने मतदाता के मतपत्र के अरे मत पदर हुने किसिमले चाहिँ कसैले पनि मत सङ्केत नगरौँ, सही तरिकाले नै मत सङ्केत गरौँ। अन्य चाहिँ निर्वाचनलाई हामी सबैले निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नको लागि हामी निर्वाचन आयोगको मात्रै नभएर हामी सबै आम सम्पूर्ण आम नागरिकको पनि दायित्व भएकोले यसमा सबै जुटौँ र यो अवसरको सदुपयोग गरौँ भन्ने म चाहन्छु।
0: हुन्छ लक्ष्मीज्यू, यहाँले चाहिँ कार्यक्रममा सहभागी व्यस्तताको बावजुद पनि आफ्नो समय दिनुभयो। निर्वाचन आयोगले अहिलेसम्म के के तयारी गर्यो र अब कसरी तयारी अरू कामहरू गरिरहेको छ भन्ने कुराको जानकारी गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
2: धन्यवाद म्याडम हजुरलाई पनि, मलाई यो अवसर दिनुमा म पहिलो पटक यो अवसर पाएँ, खुसी लाग्यो, धन्यवाद।
0: हुन्छ हस्, उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्मा। उहाँले चाहिँ निर्वाचन आयोगले चाहिँ अहिलेसम्म गरिरहेको निर्वाचनको तयारीको विषयमा जानकारी गराउनुभयो। हवस् त, नेपाल चौतारीको अर्को अंकमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी अब मंगलबार आउनेछौं। तबसम्मका लागि आजका अतिथि र उत्पादन टोलीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म पनि बिदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: नयाँ ठेगाना,
1: किनकि खल्ती तपाईँको सजिलो र सुरक्षित डिजिटल वालेट हो। त्यसैले आजै खल्ती .com भिजिट गर्नुहोस् वा एप डाउनलोड गर्नुहोस्। खल्ती, पैसाको नयाँ ठेगाना।
2: कोभिड 19 विरुद्धको खोपले गम्भीर बिरामी हुन र मृत्यु हुनबाट समेत बचाउँछ। यो खोपले तपाईँलाई कोरोना भाइरसबाट संक्रमित हुनबाट बचाउनुको साथै अरू व्यक्तिमा भाइरस सर्नबाट पनि जोगाउँदछ।
3: संक्रमणबाट बच्न एक आपसमा कम्तीमा 2 मिटरको दूरीमा बस्नुहोस्, मास्क लगाउनुहोस्, विशेष गरी भीड़भाड़ भएको ठाउँमा वा हावा ओहोर दोहोर नहुने बन्द कोठाहरूमा नजानुहोस्, नबस्नुहोस्।
2: खोक्दा वा हाच्छिउँ गर्दा कुहिनाको प्रयोग गर्नुहोस्। बारम्बार साबुन पानीले हात धुनुहोस् वा सेनिटाइजर लगाउनुहोस्।
3: यी र यस्ता सुरक्षाका उपाय अपनाएमा कोभिड 19 आफू बच्न र अरूलाई बचाउन सकिन्छ।
4: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 55
2: के भयो रमा तिमीलाई वाकवाकी लाग्यो कि फेरि तेस्रोको सरसार्थ होइन कतै
3: चुप लाग तिमी पनि त्यस्तै तेस्रो चौथो भनेका छन् कुराको सुली स्वर्ण लगाएछौ अनि वाकवाकी लाग्दैन त
2: टक्क लारा डबल मास्क लाऊ न लाग्दैन क्या वाकवाकी
3: गफतिर त खुब आउँछ नि तिमीलाई
2: गफ दिएको होइन नि यसको ज्याला पनि पाउँछौ क्या तिमीले
3: कसले दिन्छ मलाई ज्याला
2: अब यो सबै सुली जम्मा गरेर बोरामा हाल तरकारी खेती गर्नेले किनेर लान्छन् अनि टक्क लाएर आएको पैसा तिम्रो ज्याला होइन त छोरी
3: यति जाबुको त 100 रुपियाँ पनि आउँदैन होला
2: अनि 100 रुपियाँ चाहिँ पैसा होइन र भने
3: पैसा त हो कि उच्च अहिले झन् बेरोजगार भएर बसाए बेलामा थाहा भएको छ मलाई पैसाको महत्त्व
2: बेरोजगार होइन टक्क लाएर छोराछोरी हुर्काउनु पनि त कामै त हो नि होइन रे छोरी हो भने छोरीले देख्यो होइन यहाँ राखेको तेल फेरि कता परेछ ए अँ भन के हो
3: अब मैले फेरि काम सुरु गर्ने भएँ है
2: काम त गरि त रहेछौ नि बरु यता धुलो नउडाउ न यहाँ नानीको जिउमा पर्छ सबै
3: हाँ उच्च तिमी खालि ठट्टा मात्रै गर्छौ मेरो कुरालाई कहिले काहीँ सिरियसली पनि लिऊ न
2: ल बाबा ल अनि कामै सुरु हुन थाल्यो कहाँ नि त्यही सहकारीमा केही सरसल्लाह नै गरिनौ त फेरि
3: होइन होइन यही भन्ने त फिक्स भएको छैन तर मैले जगत दाई र ललिता भाउजूलाई चाहिँ कतै राम्रो काम भेटेँ भने मलाई खबर गरिदिनुहोस् चाहिँ भनेको छु है
2: अनि
3: जगत दाईले एउटा बिमा कम्पनीमा होला जस्तो छ भन्नुभएको छ
2: खै के भन्नु मैले त्यही भएर हो क्या तिमीसँग आमा रिसाउनु भएको
3: लौ मसँग आमा यो कुरामा किन रिसाउनु पर्यो र
2: यो त्यो भने होइन अब सरसल्लाह नै नगर्ने बानी छ तिम्रो पनि
3: सरसल्लाह त गरिरहेको छु नि उच्च यता घर खर्च चलाउने ऋण तिर्ने कुरामा पनि तिमी एक्लैको कमाइले कहिले हो कहिले मैले पनि यसो सकेको गर्दा त राम्रै होला नि होइन र
2: त्यो कुरा त ठिकै हो तर अहिले घरदेखि परसम्म मैले नै हेर्नुपर्ने स्थिति छ ढाबा हेर्ने कि कुखुरा पाल्ने व्यवसाय हेर्ने कि त्यसमा तिमी पनि जागिर भयो भने त
3: कस्तो कुरा गर्छौ के उच्च जागिर मेरो पनि रहर हो घरको बाध्यता पनि हो अब म केही पनि नगरिकन बसौँ त
2: त्यस्तो भने छैन नि मैले छतमा फराकिलो खोर बनाएर अझ धेरै कडकनाथ पाल्ने कुरा छ तिमीले जागिर थालेपछि यो सबै कसरी सम्भव होला भन त
3: आफ्नो रहरको पेसा गर्न त सबैलाई मन लाग्छ नि उच्च
2: अहिले भइराखेकै काम गर्यो भने पनि त पुग्छ नि जागिर किन खानु पर्यो भन त के भो टक्क लाएर किन जोसिदी हल्ला खल्ला गर्दै कुदेर आछस् त केटा त
3: ल अब झोला राखेर फटाफट लुगा फेर है अनि अनि म हात धोएर खाजा बनाइदिइहाल्छु तिमीलाई
4: बाबा हजुरलाई स्कुलबाट चिठी आएको छ
2: स्कुलबाट चिठी ए हो किन रहेछ त
3: कक्षामा यसले राम्रै गरेर पुरस्कार सुरस्कार पो दिन बोलाए कि
2: अँ अब केटो बोलकड पनि छ मेरै गोता गएको छ अब केहीमा फर्स्ट भयो होला पुरस्कार लिनु बोलाइ सक्ला खै यता त्यता
4: लिनु
3: राम्रै कुरा होला नि खै खै म पनि पढ्छु चिठी यता लिऊ त सन्देश
2: पढ्दैन पढ्दैन म पढिहाल्छु नि के चाहिँ भनेर पठाएछ नि त केही न सरले चिठीमा ठिक्क गर्दा झन् छोराले स्कुल गएर राम्रो लेखपढ गर्ला क्लास टप गर्ला भनेको त साथीको दुई दुईवटा जाँत पो झार्दिएछ त तँलाई त म पढ्न
3: नझर्क न उत्सव बच्चा हो कहिलेकाहीँ यस्तो भइहाल्छ नि न अरू नै कुरा पो हो कि
2: झर्किने मात्रै होइन यसलाई त हातखुट्टा बाँधेर सुम्लेन भने म यसको बाउनै होइन यसलाई कसरी चलाउनु पर्छ मलाई थाहा छ तिमी हेर्दै जाऊ न जाइज
5: लो यता यता यता ए फोर्सले हान्न मुला खुट्टा भाँचिला जस्तो गर्छ यार
2: मेरो खुट्टा दुखिरहेछ भने होइन तँलाई
5: तेरो पनि आजै खुट्टा दुख्नु पर्ने झन् फुटबल खेल्न सिकौ भने त
2: मैले जानी जानी दुखाएको हो त अस्ति न मड्क्या खुट्टा राम्रोसँग ठिक भएको छैन भन्दा भन्दै बल हान भन्छस् फेरि अनि फोर्सले हानेन भने फेरि गाली गर्छस् कि यसले
5: हानिहाल्छ यार खै त रामकाजी अहिलेसम्म आएन झन् केटाहरूलाई लिएर आइज है भने ओए अझ त्यसलाई एकपल्ट फोन गर् त
2: अघि भर्खर गरे होइन 5 मिनट त भयो आउँदै होला कि
5: एक हप्तादेखि प्लान बनाउँदा पनि केटाहरू टाइममा आउँदैनन् यार आफूलाई कस्तो खेल्न मन लागिसक्यो
2: हा एकछिन कुर्न पनि कस्तो गाह्रो भएको तँलाई कि कुन चाहिँ हिरोलाई देखेर यस्तो भूत चढाएको नि
5: त्यो अनमोल केसीको क्याप्टेन भन्ने फिल्म हेर त, तँलाई पनि मलाई जस्तै फुटबल खेल्ने भूत चढ्छ कि चढ्दैन भने थाहा पाउँछस्।
2: मुला, तँलाई जस्तो जुन फिल्म हेऱ्यो त्यही फिल्मको हिरो जस्तै भन्ने भूत चढ्छ मलाई। पहिला फुटबल खेल्नुभन्दा फिल्मको म्यागजिन पढ्छु भन्थिस्, अहिले
5: पहिल्यैदेखि खेल्न पर्ने रहेछ के? अहिले त म खतरा खेलाडी भइसक्थ्यो होला है, के गर्नु फुटबल खेल्नलाई नै भनेर फेरि स्कुल आउन नमिल्ने।
2: आन त, मलाई पनि साथी हुन्छ, सबै केटाहरू पास भयो, मैले मात्र फेरि पर पढ्नु पर्यो के? क्या बोर के?
5: हो त, आइदिऊ। हेर, सधैँ त म भन्दिनँ, तर अब कहिले काहीँ फुटबल खेल्न भए पनि आउँछु है।
2: आफूलाई यहाँ स्कुल टेक्नै नपरे हुन्थ्यो जस्तो लाग्छ, ऊ आउँछु भन्छ फेरि। हेर न,
5: तँलाई के थाहा यार, स्कुल छोडेपछि स्कुल स्कुलमा गरेका कुराहरू क्या मिस हुने रहेछ।
2: सिधै भन्न, कुसुम मिस हुन्छ भनेर मुला। त्यो दिन तैँले टोयलेटको पर्खालबाट कुसुमलाई हेरिरहेको बेला के डाङ्गी सरले पछाडिबाट टाउकोमा हाने चाहिँ अझै बिर्सिनँ यार म त्यो। बिचरा हरिस पनि आफ्नै गर्लफ्रेन्डलाई हेर्दा पनि पिटाई खानु पर्यो के?
5: केही छैन यार, समय समयको खेला हो, त्यो बेला हेर्दा पिटाई खाइयो, अहिले त
2: के अहिले के भन्न
5: बुझ्न कुरा मिलाएर।
2: ओए के हो यार, कुरा त्यहाँ पुगिसक्यो?
5: अँ त,
2: कहिले के भन्यो?
5: अस्ति होलीको दिन के म इन्दी दिदीको घरमा गएको थिएँ नि, हो त्यही दिन।
2: के भयो है भन्न?
5: अब के हुन बाँकी थियो सोच्न आफै
2: त क्या लकी यार है, कस्तो फिल हुँदो रहेछ भन्न है।
5: भोलि पर्सि आफै थाहा पाउलास्।
4: के कुरा हरिस?
5: ए गौरी, तिमी कहाँ थियौ?
4: कञ्चन, त घर जा है, हामी निबन्ध भोलि लेखौँला। के वाल नपरेर हेरिबस्छ भने, मेरो काम छ कि जान। भन त, के कुरा हुँदैछ तिमीहरूको?
5: कुरा केही होइन, अनि तिमीहरू भित्र थियौ, मैले त याद नै नगरेको।
4: कुरा नघुमाऊ न, तिमीले अघि अजयलाई के भन्दैछ त्यो त खुरुक्क भन त।
2: गौरी ल्याङ नगर्न, त्यो गर्लफ्रेन्ड बोयफ्रेन्ड बिच भएको कुरा आफ्नो साथीले बताउँदै थियो कि, तँलाई पनि कुसुमले भनी होला त, हरिसलाई किन सोध्छेस?
4: नकराई अझै, अनि तिमी चाहिँ किन चुप भने हरिस?
5: त्यस्तो होइन के गौरी, मैले केही पनि भनेको छैन अजयलाई।
4: केही भनिन रे, तिम्रो र अजयको के कुरा भयो मैले सबै सुनिरहेको छु, बुझ्यौ?
5: सुने भए भइहाल्यो त, के खिचखिच गरेर, मैले नभएको कुरा भने होइन क्यारे।
4: आमा, यो हरिस त कस्तो रहेछ भने, तिमी त कस्तो रिस उठ्छ छ्या, मलाई केही थाहा छैन भन् थानेको। त्यो दिन तिमीहरू इन्दु बाउजूलाई कुर्दै फोटो हेरेर बसेको होइन?
5: कसले भन्यो तिमीलाई?
4: ए मलाई त कुसुमले केही भन्दैन।
5: तिमी कुसुमको बेस्ट फ्रेन्ड भयो भन्दैमा कुसुमले आफ्नो सबै कुरा भन्छ भन्ने छ र?
4: त्यसै त तिमीहरू त्यो होलीको दिन कोठाभित्र बसेको कुराले सबै नराम्रो सोचेका छन्। त्यसमाथि तिमी भए नभएको कुरा बढाइ चढाइ गरेर कुसुमको बेइज्जत गर्ने, त्यसो पनि हुन्छ राम्रो साथी?
5: हेर गौरी, तिमीलाई कुसुमले जे बताए तिमीले त्यही पत्यायो। त्यस दिन इन्दु दिदीको कोठामा कुसुम र मेरो बिच के भयो भन्ने कुरा तिमीलाई भन्दा बढी मलाई थाहा हुन्छ होइन र?
6: रोजिना छोड न कि म दुख्यो साह्रै न। अयो अयो,
7: थ्याङ्क यू भन्न, थ्याङ्क यू भन् छिटो।
6: ल थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू।
7: हजुर बेसी हुँदै भएन, झन् पुरै नङ्गार्नु मन लागेको थियो। बच्चिस त
6: हजुर, बच्चिस रे, हेर त या कस्तो डाम बसिरहेको छ।
7: अरू बेला गालामा डाम बस्थे, अब आज पाखुरामा बसे, के भयो त एउटै त हो नि।
6: चुप्ला, क्यान्टिनमा बसेर यस्तो कुरा गर्छस्?
7: के भयो त अनि, तरमा मात्रै त हो नि, कुरै गर्न नपाइनुहुन्छ र? आहा, स्यान्डल त कस्तो राम्रो रहेछ नि त है, कसकोबाट किने तैँले?
6: कसकोबाट भन्नु, बजारमा जुन पसलमा भेटिन्छ त्यसै पसलबाट।
7: अहिले घर जाँदा सँगै जाउँ है, तैँले किनेकै ठाउँबाट किन्नु पर्ला। मैले पनि
6: कुन पसल हो मैले थाहा छैन,
7: के कुरा गर्छ यसले? अब आफैले चप्पल किन्ने ठाउँ पनि थाहा हुँदैन त।
6: हे, तँलाई किन झुट बोल्नु, मलाई उसैले गिफ्ट दियो के, बुझिस् नि?
7: ए ए, बल्ल बुझे, अब मान्छेलाई यसरी गिफ्ट आउँदो रहेछ र पो, कहिले टी सर्ट कहिले स्यान्डल चेन्ज गरी गरी लाउँदो रहेछन्। अनि अरू के लागेछ गिफ्टवाला भन् त,
6: तँलाई किन भन्नु?
7: ल नभने नभन, तर आजको खाजा चाहिँ तेरो नाममा।
6: ठिकै छ नि, के भयो त, आज म तिर्छु भोलि तैँले तिरेस्?
7: अब भोलिको कुरा भोलि नै गर होला, तर आज चाहिँ मैले खाजा मगाइहालेँ, एकदम भोक लागिसक्यो। हेलो मेघदाई, दुई ठाउँमा पकौडा अनि चिसो ल्याइदिन्न।
8: ए हस् हस् हुन्छ।
7: अनि अचेल त फुट्ट फुट्ट गिफ्ट आइरहन्छ नि, के हो केटी?
6: अलिअलि त आउनु परिहाल्यो नि, नत्र ब्रेकअप हुन के भेद? मलाई मात्र किन भन्छेस्? तेरो पनि त आएको होला।
7: मलाई कसले दिने हो र? आफूलाई त्यस्ता दिने खाले हेरे होइन, आफूले हेरेकोले फेरि टेर्दै टेर्दैनन्, अरू त कसले दिन्छ त?
6: तेरो हिरो छ त आयुष, हाम्रो त लपन छपन छैन, प्योर लभ हो भने त्यस्तो त्यहाँ होला नि गजब गजबको गिफ्ट
7: दिन्छ त्यसले। बोलचाल त छैन हाम्रो।
6: ए अझै बोला छैन? अनि वास्तै गर्दैन भने चेन्ज गर्दैन त? अहिलेको जमाना नि के होटेल समातेर बसा त? अनि
7: होइन यार, मैले त्यस्तो केही पनि सोचेको छैन।
6: तेरो एक्सले सोचिसक्यो त, अनि त चाहिँ के हेरेर बस्यो कि त?
7: के रे सोचिसके रे?
6: अनि के त आयुष एउटा केटीसँग अस्ति जुन तारा होटेलबाट बाहिर निस्किँदै थियो।
7: कहाँको होटेलमा?
6: त्यही चोक अगाडिको जुन तारा होटेल भन्ने थाहा छैन, त्यही चोकबाट निस्किँदै थियो त।
7: ए अनि कोही आफन्त पनि त हुन सक्छ नि?
6: के को आफन्त हुनु नि, हाँसमाँदै मस्किँदै निस्किएको थियो।
7: को केटी रहेछ त त चिन्छेस?
6: केटीको नाम चाहिँ थाहा भएन मलाई, तर देख्यो भने चाहिँ नि चिन्छु। फेरि भेट्यो भने फोटो खिचेर लिएर आइदिन तलाई।
8: कसले फोटो खिच्यो फेरि? के भयो रोबिन त?
6: केही होइन, हाम्रो हिरोनीको हिरोले पार्टी चेन्ज गरे जस्तो छ।
8: को हिरो? कसले के पार्टी चेन्ज गरे?
6: आफ्नै दिलभित्रको मान्छेले डेरा साटेर अर्काकै दिलभित्र जान थालिसके यहाँ।
8: के भने यस्तो, म त तिमीहरूको केही कुरा बुझ्नै सक्दिन।
7: सबैले नबुझेकै राम्रो नि।
8: खास कुरा के हो भन्न?
6: आयुषलाई अर्कै केटीसँग हिँडेको देखेको थिएँ कि मैले।
8: हो र? त्यस्तो भइसक्यो त्यो? एकैछिन है, बाबाको फोन आएछ। हेलो,
6: तँ किन टोलाकी नि फेरि?
7: होइन के होइन।
6: हेर केटी, मैले भनेको मान्छेस् भने आयुषको बारेमा सोच्न छाड्दे। यसरी अर्कै केटीसँग हिँडेको देख्दा देख्दै अझै पनि त मरिहत्ते गरेर बस्छेस्?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिन न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए नबस्ने, कोठा चाहिएन
4: फेरि? फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याउ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि अचेल, मलाई जहिले नि तिम्रो मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ रे। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेछु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौँ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि। पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भन्दैछ, घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निमकली आमै नमस्कार है, नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुण्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नुहोला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा छन्।
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: है मार्साबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे।
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: खन खनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोज्यो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निम्कलियामै उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल, मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुटिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो, पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भएन त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु, एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ, त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरह हुन्छौ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिए, के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ, के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनिया छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ, यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल, बिठाई गर्दा पनि सजाय दिनु हुन र त झन्झन बिग्रिन्छन् त, के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ, केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: खुट्टा चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल।
2: किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो कुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो। 5 मिनटमा नट बोल्ट कसै हाल्छु?
0: अरूले त कस्दैनन् 5 मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगारेर त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बस्यो होला, त्यस्तै त यो दाई लोसेछ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या। अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्ने मन छैन,
2: एकछिन नबोली बसे हुन र भने।
0: होइन, तपाईँ आज भोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।
0: अरे छिटो गरेर आउनु है दाई।
1: ल ल, म पुगेर आइहाल्छु।
0: हुन्छ हुन्छ, हामी कुर्छौँ एकछिन।
2: बोजू जाम, भोलि आउँला बोजू जाम।
0: अब आइसकेपछि मकै पिनेरै जाने नि, फेरि को आइरहन्छ?
2: बोजू मलाई यहाँ बस्नै मन छैन के।
0: तपाईँलाई आजकल कहीँ पनि बस्न मन लाग्दैन? घरमा बस्दा बाहिर जाउँ, बाहिर निस्के घर जाउँ, एकछिन चुप लाएर बस्यो हुन्न।
2: हे नकराउनु न बोजू।
0: ए रिता दिदी, लड्नु होला है, कस्तो के नै बित्न लागेको छ, दौड्नु भएको।
3: घर एक कुल पाहुना आएका छन्, बिस्तारै गरेर भयो।
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्या त?
3: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन, पाहुनालाई खुवाउन त पर्यो नि हिन्दू।
0: पर्यो रिता दिदी पर्यो।
3: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर। होइन, सुनसान छ त, मिलका भाइ छैनन्, कहाँ गए हुन् तिनी?
0: हेर्नु न त्यहाँ, मिलको फित्ता फुसिया छ, नट बल्टु लिन भोलाका गएका छन्।
3: ए लौ त, ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
2: हजुर,
0: बस्नु बस्नु दिदी, ऊ त्यो मुढा तान्नु त।
3: बस्ने फुर्सद नै ना हिन्दू मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो, ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर।
0: त्यही त,
3: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है इन्दु, म धन्न सकेर आउँछु।
0: हुन्छ दिदी, तपाईँ जानु, म भनिदिउँला।
3: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस नै हुने गरेर।
0: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: ए त्यस्तो नभन्नु न के बोजू,
0: भएको कुरा भन्दा के भयो त?
2: मेरो सबै कुरा थाहा भएको मान्छेले त्यस्तो भन्नुहुन्छ तपाईँ? अरूले त झन् नभन्ने कुरै भएन नि।
0: मलाई थाहा भएर के गर्नु? हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्यादेखिसी यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बोजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
0: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
0: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नु बाबु हजुर?
0: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क छ। दुईटा रोटे सूर्य उदाय कि क्या आज त बिहानी कस्तो गर्मी। ए गौरी त पानीको पोलो दे त, घाँटी नै सुकिसक्यो मेरो।
2: ला झार पनि कति पलाएको छ भने, धान गोड्न त यतै आएको छु भने म सिधै यहीँ आउँथेँ नि, बाटो नि छोटो पर्थ्यो।
1: आउने सूर्य थिएन मेरो, घर काका आउनुभएछ त्यही भएर आमा आउनु पाउनु भएन अनि म आएको।
2: त्यसो कुन बेला जाने त हामी कञ्चनकोमा?
1: यतिवटा गरो गोडी सकौँ अनि घर गएर भात खाएर जाम्ला नि हुन्न?
2: हुन्छ साँच्ची कुसुम, एउटा कुरा भनौँ तलाई
1: के?
2: तेरो र हरिशको झगडा मिलेर मलाई कस्तो खुसी लाग्यो नि।
1: किन गौरी?
2: हरिसँग झगडा पर्दा त कस्तो मलाई लाग्दो भएको थियो त।
1: मलाई त हरिसँग कस्तो चिस्टो दुखाएको थियो नि, इन्दु बाउजूलाई केही नभन्नु भनेको थिएँ, पछि उसलाई भेटेर सम्झाउनु भएछ, आएर सरी भनेको भने गयो, झन्डै रोयो बिचरा, अनि त कस्तो माया लाएर आयो।
2: ए भनेपछि मेरो कुसुमलाई हरिशको माया पो लाग्यो?
1: ए अब सुरु भइयो फेरि, त्यस्तो केही नै होइन, काम गर्दा
2: भन्ने बेलामा माया लाग्यो भन्छ नि, पहिलाको जस्तै भेट्ने कुरा गर्ने गरिदिनुहोस् न केटी आजकल। किन
1: खै आजकल हरिसित भेट्दा पनि कसैले देख्ला कि भन्ने डर मात्रै लागिरहन्छ, मेरो र उसको बारेमा घरमा थाहा पाउँछन् कि भन्ने हुन्छ।
2: पहिला त्यसो सोच्दैन थिएस त, आजकल चाहिँ के भयो तँलाई?
1: बुवाले नि खाली तैँले कसैलाई मन पराएको त छैन नि कान्छी भनेर सोधेर हैरान पार्नुहुन्छ। बुवाले त्यसरी सोध्दा म त केही भुल्नै सक्दिनँ, हरिशले मलाई मन पराएको कुरा थाहा भयो भने त।
2: ए तैँले निबन्ध लेखिसकिस्?
1: अँ लेखेँ, तर आफैले
3: काम पनि गर्दैछौ कि गफ मात्रै गरेर बसेका छौ?
1: निबन्धको कुरा गरेको दाई।
3: कुन निबन्ध?
2: मेरो
1: जीवन।
3: पढाइको कुरा भइरहेको थियो कि अरू नै गफ चलिरहेको थियो, थाहा भइगयो नि। मसँग पनि लुकाउनु पर्ने कुरा चाहिँ के हो तिमीहरूको?
1: केही होइन के दाई, पढाइकै कुरा चलिरहेको थियो।
2: त्यही त
3: पढाइको कुरा मात्र गर्ने त हो नि, तैँले पढ्ने त त्यही हो
1: दाई पनि।
3: अनि गौरी तिम्रो पढाइ चाहिँ कस्तो चल्दैछ?
2: राम्रो छ दाई।
3: भविष्यमा के भन्ने हो, के छ विचार?
2: खै के दाई, केही सोचेकै छैन, सोच्ने बेला नि त भएको छैन नि, प्लस टू सकाम पहिला अनि त्यसपछि थाहा हुन्छ के भन्ने भनेर।
3: त्यही नि अहिलेदेखि नै हुन्छ नि यसो।
2: अहिले माया त दाई कहिले के भन्न मन लाग्छ कहिले के भन्न मन लाग्छ, जो देखि त्यसै बना बनाउ लाग्छ।
3: अनि कुसुम तसै किन टोला कि?
1: केही होइन दाई।
3: किन जस्के कि कविता फुरिरहेको थियो कविज्यूलाई?
1: दाई नजिस्क्याउनु न।
3: कविता मात्र सोचेर हुँदैन है कान्छे, पढाइमा नि ध्यान दिनु पर्यो।
1: पढि त रहेछु नि।
3: यस्तो पढेर चाहिँ भएन, मन लाएर पढ्नु पर्यो अलि, बरु डाङ्गी सरसँग म कुरा गरिदिउँला, ट्युसन पढ्न जा।

0: के खतरा हुनु, यसले बलिङ नै यस्तो स्लो गरिरहेको छ।
1: स्लो रे, सोमपालको जत्तिकै फास्ट थियो, बुझिस?
0: लु गफ नदे, अहिले फेरि ब्रेटली, सोएब अख्तर सबको नाम लिन थाल्छस्।
2: आयुष, म गरौँ त बलिङ।
1: खुसबु, खतरा बलिङ जाओस् त, अब बोल्ड गरिदियो त यसलाई।
0: ल बलिङ गर खुसबु, म हेलिकप्टर सट ट्राई गर्छु।
2: साँच्ची? ल पखाइ त।
1: ल तिमीहरू प्र्याक्टिस गर्दै गर, मेरो एउटा काम छ, म गए ल।
0: स्पिन बलिङ चाहिँ सही गर्छौ तिमी, दामी टर्न हुन्छ क्या।
2: तिम्रो पनि ब्याटिङ राम्रो छ नि, अनि कसरी जाने?
0: एकैछिन थकाइ मारौ न, अनि सँगै जाउला नि, हुन्न?
2: हुन्छ, जे होस् प्र्याक्टिस चाहिँ दह्रो गइरहेछ तिम्रो, होइन त?
0: ठिकै, अनि तिम्रो?
2: राम्रै भइरहेछ अहिलेसम्म त।
0: तिमी त पुरानो खेलाडी नै भयो नि, यहाँको कोचले पनि क्या तारिफ गर्छ तिम्रो।
2: त्यस्तो चाहिँ अलि होइन है, खेल्दा मन लगाएर खेल्छु त्यही हो। अनि साँच्ची त्यो मिलन पनि सेलेक्सनमा पर्या हो र?
0: फिक्स भएको छैन उसको। थ्याङ्क यू है खुसबु, मेरो नाम सिफारिस गरिदिएकोमा।
2: के को थ्याङ्क यू भनिरहनु पर्छ र, राम्रो ब्याटिङ गर्ने मान्छे चाहिएको थियो, तिम्रो नाम भन्दै मैले।
0: जे भयो नि, तिमीले नभनिदिएको भए म आज यहाँ हुने थिइनँ नि त। अनि तिमी हिजो किन आएनौ त?
2: हिजो मम्मी बाबाले भ्याउनु भएको थिएन, त्यही भएर पसल बस्नु पर्यो।
0: कहाँ जानु भएको थियो र?
2: त्यही त्यो दसैँको लागि पसलको सामान लिन।
0: ए म त फेरि बाबाले कराउनु भयो कि जस्तै लागिरहेको थियो।
2: होइन, मम्मीले हुन्छ भनेपछि बाबाले केही भन्नु भएको छैन, फेरि कलेजको रिजल्ट राम्रो आएन भने कराउनु हुन्छ।
0: त्यो त सबैको बुबाआमा त्यस्तै हो, खालि पढाइमा मात्र फ्युचर देख्नुहुन्छ उहाँहरू, त्यो बाहेक अरूमा उहाँहरूले फ्युचर नै देख्नु भएको छैन।
2: त्यो त हो,
0: हुन त उहाँहरूलाई मात्र के भन्नु, हामी आफैले पनि त कन्स फ्युचर देखेका छौँ र।
2: होइन आयुष, मलाई चाहिँ क्रिकेटमै केही गर्न मन छ, र गर्न सक्छु र गर्छु भन्ने पनि छ।
0: राम्रो हो, अल द बेस्ट है खुसबु, म पनि कोसिस चाहिँ गर्छु।
2: कसको खुब मेसेज आइरहेछ त?
0: ए त्यो मेसेन्जरमा हो।
2: अनि जतिखेर नि डाटा अन नै हो?
0: डाटा प्याक बाँकी थियो त्यही भएर।
2: मोबाइलमा झुन्डिनु पनि राम्रो चाहिँ होइन है, खेलमा ध्यान कम जाला नि फेरि।
0: तिम्रो कुरा नि ठिकै हो न त, तर
2: तर के नि,
0: तिमी पो परिवारसँग छौ, टाइम पास सजिलो हुन्छ, आफूलाई त परिवार भने नि, साथी भने नि यही मोबाइल हो।
2: हेर्दै नहेर्ने भने त कहाँ हो र, मैले पनि धेरै लत नलगाऊ पो भनेको त। साँच्ची मलाई अस्ति मेसेन्जरमा के लेखेको रहेछौ, मैले त पछि मात्र हेरेँ, बुझ्दा पनि बुझेन।
0: ए त्यो के होइन?
2: कस्तो के होइन नि, भन न, मेसेज पनि कस्तो घुमौरो पारेर लेख्या हो, कुरा भनेको सिधा हुनुपर्छ के, घुमौरो त जेरी मात्रै हुन्छ।
0: अब त्यो मेसेजको कुरा पुरानो भइसक्यो, छोड्दियो।
2: कुरा के हो भन त खुरुक्क?
0: खासमा के भने नि, त्यो अलिकति राम्रो क्रिकेट ब्याट किन्नलाई थोरै पैसा चाहिएको थियो, अरूलाई भन्नै सकिनँ, मनले खाएर तिमीलाई भनेको थिएँ, तर पछि विवेक दाईसँग लिएँ।
2: ए अनि फोन गरेको भए भइहाल्थ्यो नि,
0: अप्ठ्यारो लाग्यो त्यही भएर।
2: ठिकै छ, फेरि अप्ठ्यारो पऱ्यो भने भन न, धेरै त सक्दिनँ, अलिअलि त हेल्प गर्न सक्छु। ए एउटा कुरा नि आयुष,
0: के भन न,
2: विवेक तिम्रै गाउँको होइन, तिमीलाई कस्तो लाग्छ हो?
0: रमाइलो छ मान्छे, किन, केही चल्दैछ कि के हो?
2: त्यस्तो केही होइन है आयुष, मलाई चाहिँ त्यो मान्छे पटक्कै मन पर्दैन भने।
0: ल किन नि?
2: किन के भन्ने कुरा पछि भनौँला, एउटा कुरा भन्छु मान्छौ?
0: के कुरा भन त?
2: मैले भनेको मान्छौ भने विवेकसँगको सङ्गत छाड्देऊ,

0: यो काम पनि जति गरे पनि कहिले नसकिने, यत्रो बाँकी छु, कहिले सकाउने होला।
1: रमा, रमा प्यारी, ढोका खोल त।
0: हजुर हजुर, आए आए।
2: के गर्न लाग्यो कि दरजाको ढोका खुल्लै पारेर?
0: लुगा पट्टाइरा देखे देखे पनि के गर्न लाग्यो कि रे?
2: यसो कुरो नि, टक्क लाएर।
0: तिमीलाई त लुगा मिलाउनु पनि आउँदैन क्यारे? आउने भए त मिलाइदिन्थ्यो टक्क लाएर।
2: बेङ्ग गरे कि?
0: अनि यति रातिसम्म कहाँ हराउनु भयो हजुर?
2: त्यही एकमतमा थियो क्या?
0: थाहा थियो मलाई।
2: ए, सन्देश त सुतिसकेछ त?
0: भर्खरै

0: हो कि
1: कस्तो अप्ठ्यारोसँग सुतेछ खै बाबु अलिक सजिलो गरेर
0: नचलाउन बल्ल बल्ल नेताको कि ब्युजेला फेरि
1: के भएको होला है रमा यो केटोलाई
0: के
1: म आएको पनि यतिका समय भइसक्यो अझै मसँग नजिकै पर्न मान्दैन भने
0: अब तिमीलाई उसँग बस्ने फुर्सद भयो पो त
1: तिमी रिसकी रमा
0: खुसी हुने ठाउँ कहाँ छ र यहाँ
1: पक्का है रमा जहिले रिसाउने रमा जहिले रिसाउने कहिले होला हामी माया मिसाउने
0: बाबु उठ्छ भन्दैछु के नाचे त
1: ल राम्रो नाचिन र
0: गीत एकातिर छ नभए अर्कोतिर बिहाको त उफ्रे जस्तो छ
1: हो र टक्क लाएर राम्रै नाचे जस्तो लागेको थियो आफूलाई त
0: खुबै
1: ठिकै छ त्यसो भए ए रमा
0: के
1: एकछिन तिमी आहा चिम्म गर त
0: फेरि किन
1: गर न
0: जहिले केटाकेटी बन्नु परेको छ उसलाई चाहिँ
1: प्लिज एकचोटि त बन्द गर न मेरो रमा
0: ल ल ल कस्तो जिद्दी छौ भने
1: ल अब आँखा खोल त
0: साडी
1: रमा कस्तो लाग्यो त तिमीलाई यो दसैँको कोसेली
0: राम्रो छ नि मलाई कस्तो मन पर्ने रङ्गै छानी छ त
1: अब आफ्नै बुढीलाई के मनपर्छ कस्तो मनपर्छ म विचार गर्दिनँ होला त टक्क लाएर
0: मैले त्यस्तो पनि भनेकी छैन है अनि खाना खानु पर्दैन
1: आमालाई मैले दिउँसै भनेको थिएँ त म खाना आउँदिनँ भनेर भन्नु भएन र
0: खै के भन्नु भएन
1: अनि तिमीले खायौ त रमा के भयो किन नबोले कि
0: के भए छैन
1: होइन खाना खाएको छैनौ र तिमीले
0: एक थाल जति गाली खाएपछि अघि सुके
1: अरे आमाले फेरि के भन्नुभयो कि अब आज
0: छैन छैन के भन्नुहुन्थ्यो र कहिले किन्नु भन्ने मान्छे
1: होइन के भन्नुभएछ त आमाले
0: अफिसबाट फर्किँदा अलि ढिला के भएको थियो के मात्र भन्नुभयो कि राख्नुभयो र
1: भयो छोडिदियो बानी नै त्यस्तै हो भन्ने चुप्लाएर भन्ने क्या अब है
0: कहिलेकाहीँ त हामीलाई पनि चित्त दुख्छ नि
1: अब मैले दुख्दैन भनेको छु त प्यारी अब हेर न मैले फेन्सी पसल खोल्न घर राखेर ऋण लिनु पर्यो भनेको तेरी बुढीले कमै हालेकी छ नि किन लिनु पर्यो ऋण भन्नुभयो
0: त्यही त मैले जागिर खाएको त देख्नै सक्नु भएको छैन नि
1: अब तिमीले जागिर नगर्ने हो भने घर पनि राखिदिन्छु भन्दै हुन्थ्यो आमाले रमा
0: भन्नु सुनिरहेको छु
1: एउटा कुरा भन्छु मान्छु यसो सोचेको कि मैले व्यवसाय गरेपछि पैसाको दुःख नि हुँदैन अब जागिर भन्दा व्यापार व्यवसाय नै राम्रो पनि हुन्छ फेरि पैसा पनि घुमाइरहन पाइने
0: अनि
1: आमा पनि सधैँभरिको कचकच कचकच यो सारा दुनियाँ दिमाग सहनुभन्दा तिमीले जागिर छोडिदेऊ बरु
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको गाउँको नाम के हो यसको सही उत्तर हो बड्डाचौर सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत उदयपुरबाट फेमस राई दाङबाट अन्जु चौधरी कास्कीबाट अञ्जली रोकाए र कैलालीबाट खगेश जोशी विजयी हुनुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ आयुष विवेक खुशबु रोजिना र किशन बस्ने सहरको नाम के हो प्रश्न पुनः एकपटक आयुष विवेक खुशबु रोजिना र किशन बस्ने सहरको नाम के हो
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा दुई, त्यसपछि आठ र त्यसपछि एक डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 82
2: अलि यतातिर बस्नुहोस् न लालु बाबु भन्दा भन्दै त्यतै थचिए यी बामन त के भनेदेखि झन् त्यहाँनिर कुखुराको सुली थियो
3: सुरुवाल भरि लाग्यो क्या हो
2: यता यता भनेर देखाउँदा देखाउँदै उतै थचिएपछि त्यस्तै हुन्छ बस्नुहोस् अब एकछिन यतिकै
3: बरु यसको सोध भर्न दुध चिया खाएरै गर्नु पर्ला
2: मैले भनिसकेका छु रमाले पकाएर ल्याउँदैछ
3: दुध चिया त तपाईँले नै पकाएको मिठो हुन्थ्यो है खासमा त
2: दुधको जातै गुनी के भनेदेखि जसले पकाएर ल्याए नि मिठो त्यसै अमृत भन्दा हुन् त
3: तर त्यही दुध नातिनीका पाकेका आँखामा हाल्न लगाएर धन्यै सधैँका लागि देख्न नसक्ने बनाइन् निमकली खत्रीले भन्ने हल्ला चलेको छ माझकोटा
2: कुन चाहिँ हैजा लागेर मर्न नसकेका साई दुवाले भने त्यस्तो
3: नारायण नारायण यसरी बुरुक्कै नउचालिनुहोस् न भाउजू के बिना सित्तीमा धड्कन बढाउने काम गरे हा
2: यस्ता नचाहिँदा कुरा गरेपछि पुरपुरो तात्दैन त गाईको दुध हाले हो त उसकै आमाको दुध हालेको उदो नउदो भन्ने को हो त्यो हँ
3: हे विदाता भयो त नि अब यसरी रिसाउने भए त म चिया नखाइ हिँड्छु मेरो कुरै नसुन्ने यस्तो तालले त म उडाध्यक्ष भएको त कामै लागेन नि त बरु डाक्टरले चाहिँ के भने
2: डाक्टरले त के भन्छन् भन्छन् नि के भनेदेखि डर देखाउने अनि पैसा लुट्ने
4: कहाँ र काका एउटा आँखा त लगभग लगभग बिग्रिसकेकै रहेछ के अरे धन्न बेलैमा पुगेछ र आँखा निकालेर फाल्नबाट चाहिँ जोगियो काका चिया
3: ए अनि देख्न नि
4: खोइ काका अब उपचारपछि धमिलो धमिलो भए पनि देख्छ कि भन्या छन्
3: अनि के भएपछि यस्तो बिमार हुने रहेछ त
4: के भन्नु काका कोखमा रहेदेखि नै कुपोषित रहेछ त्यो जन्मेपछि त समस्या थियो त्यसमाथि पनि आँखा पाक्दा दुध हाल्न नहुने रहेछ हालिएछ
2: यो पनि फेरि दुध दुध भन्छ के भनेदेखि त्यो ओठ निचोड्दा दुध निस्केले जस्तो फुच्चे डाक्टरलाई के थाहा हाम्रो कुल धर्म वंश र संस्कारको कुरा डाक्टर नै हो कि होइन त्यो त
3: भाउजू पनि डाक्टरलाई उपचार पो थाहा हुन्छ त कसको कुल के गोत्र के दारे मस्टो कि दुधे मस्टो के मतलब नि पुरेत पण्डित हुन् र सबै कुरा थाहा हुनलाई
2: मतलब हामीलाई छ कुल देउता रिसाए सुत्केरी हुने बेला छोइ छिटो नगर भन्दा मान्छ नचेलका बुहारीहरू
4: छोइ छिटो
2: नत्र के भनेदेखि कुल देउता मस्तै रिसाएपछि अनिष्ट त हुने नै भयो नि अझै अरू कति कष्ट पो हुने हो
4: तर आमा डाक्टरले तपाईँलाई नि भनेको थिए त बेलैमा उपचार गराएको भए शान्तिनो उपचारबाटै निको हुने यो रोग हेलचक्राई र संक्रमणले झन् गाह्रो भयो भनेर
3: ए हो है अनि
4: आँखामा दुध हालिदिनाले झन् पाक्यो र भित्रको घाउ फुटेर आँखै धन्न ड्यामेज भएको थियो भनेर आमासँग कस्तो रिसाथे डाक्टर त
2: त्यो पिउसोलाई आफूले दुई चार अक्षर चिन्दैमा डाक्टर भए भन्ने खुब घमण्ड रहेछ के भनेदेखि हामीलाई चाहिँ आफ्ना पुर्खादेखि मान्दै आएको चलनमा विश्वास नहुनु
3: संस्कार संस्कृति त मान्ने नै हो भाउजू तर अब डाक्टरले उपचार गरे निको हुन्छ भनिसकेपछि त्यतैतिर पो लाग्ने हो तातो नछारो
2: वडा देखि भएपछि तिम्रा नि कुरा फेरिएका छन् आजकल त
3: जाने कुरा भने हो मैले त तर निर्णय त भाउजूकै हो है फेरि
2: बाङ्गा टिङ्गा कुरा केलाई गर्छौ है लालु के भनेदेखि दारे मस्तको थानमा कालो बोको पूजा गरेर सबै कुल देउतालाई खुसी बनाएर नातिनीका आँखा निको बनाएर त्यो पिउसोलाई देखाउन सकिन भने म पनि निमकली खत्री होइन लजा
5: होइन ए प्रेम कुमारी यो के बिजो गरी तैँले
6: के गरेर
5: पहिला पहिला पो पानीको दुःख थियो र भलिसीको पानी थापेर काम चलाउनु पर्थ्यो अहिले त दुई पाइलो हिँडे धाराकै पानी पाइहालिन्छ
6: धाराको पानी पनि त लिन जानु पर्छ आफै हिँडेर आउँदैन क्या रे
5: हेर न यसको कुरा त्यति पानी ल्याउन पनि कुन ठुलो कुरा भयो र
6: मुखले भन्न सजिलो छ नि गर्न पो गाह्रो
5: होइन तँलाई आज के भयो किन बाउडो बाउडो कुरा गरे कि
6: दिउँसोदेखि मेरो कम्मर दुख्या छ एक गाग्रो पानी ल्याइदिनु न भन्या भनेको छु जा अब त्यति पानी पनि ल्याइदिनु नै कुरा चाहिँ ठुलो अय्या यति एउटा बाल्टी उसान्न पनि भएको छैन
5: पानी बिदा भएपछि ल्याउँछु भनेकै छु त यत्रो पानी परिरहेछ भिजेर कसरी ल्याउनु भन् त
6: मैले भन्ने बित्तिकै गएको भए पानीमा भिज्नुहुन्थ्यो तपाईँको चुरोट खाने बाहेक अर्कोमा ध्यान नै छैन। अघि भर्खर खाएको अहिले फेरि सल्काइसके।
5: नकरा न हो नकरा, कति किचकिच गरेको। जाबो एक गाग्री पानी दिन कुसुमलाई पठाएको भए हुन्थ्यो।
6: त्यही त, तपाईँकी छोरीलाई गाउँले धारो छुन दिन पनि पर्यो नि। धारो त परको कुरो, अस्ति गुरुदेवी दिदीले कुसुमले पानी छोइदिए भनेर एक गाग्रो पानी भुइँमा खनाइदिए। त्यो कुलनासिनीले छोको पानी खान्न भन्दै थियो।
5: भन्ने बाटो दिएपछि भनिहाल्छन् नि, धन्न गाउँले गाउँबाटै लखटेन भन्न।
6: त्यसको बेहोरा हेर्दा त आफैले घरमा नराखौँ जस्तो लागेछ। के गर्नु, अनुहार देखेर माया लागिहाल्छ।
5: हामीले नै धेरै माया गरेर हो यो यस्तो भयो। अर्काको घर जाने जातलाई धेरै माया गर्नु हुन्न रहेछ।
6: त्यही त भने। अरे यस्तो पानीमा किन भिजेर आएको सौगात?
7: बाख्राको खोरबाट निस्किँदा पानी सानो थियो, दौड्दै घर पुग्छु भनेर निस्किहालेँ। आधी बाटो पुगेपछि त पानी बढ्न थालिहाल्यो नि।
6: कतै ओत लागे भए पनि त हुन्थ्यो।
7: भिजिसकेपछि ओत लागेर के काम?
5: ल ल लुगा फेर, चिसो लुगा लगाएर धेरै बेर बस्नुहुन्न।
6: हेर हेर यस्तो भिजेर अलिकति निउरी त।
7: खै म आफै बुझ्छु, केटाकेटी हो र तपाईँले बुझ्दिन।
6: आमा बाउको लागि छोराछोरी सधैँ केटाकेटी नै त हुन्।
7: अनि कुसुम खै त आमा?
6: माथि कोठा सुतिरहेको छ। 3 घन्टा भइसक्यो कोठाबाट बाहिरै निस्केकी छैन।
7: कति सुतिराखी त, त्यसलाई यसो काममा व्यस्त राख्नुपर्ने। आमा यसरी धेरै बेर एक्लै बस्ने दिन हुँदैन है, यसो बाहिरतिर घुमफिर गर भन्नु पनि हुन्छ।
6: के घुमफिर गर भन्नु, गाउँले कुसुमको मुख देखे पनि अलक्षिण लाग्यो जस्तो गर्छन्।
7: अब गाउँले मन पराउँदैनन् भनेर हामीले कान्छीलाई घरमै थुनेर राख्नुपर्छ भन्ने छ र? अरूले मन पराए पराउ, नपराए नपराउ,
5: सबै कुरा तैँले भने जस्तो पनि हुँदैन सौगात। समाजमा बसेपछि समाजको कुरा मान्दिन, समाजलाई टेर्दिन भनेर हुन्छ।
7: समाजको नराम्रो कुरालाई पनि स्वीकार्नै पर्छ भन्ने छ र बुवा? कुसुमले आफ्नो लागि आफै निर्णय गर्न नपाउने भन्ने हुँदैन। तिनीहरूले भनेको कुरा नमान्दैमा बहिष्कार नै जस्तो गर्न त मिलेन नि।
6: यस्तै यस्तै नपच्ने कुरा गर्छस् र त तँलाई कसैले मन पराउँदैन। सबैले सौगातले बहिनीलाई बिगार्यो भन्छ। त्यो दिन तैँले सम्झाएको भए कुसुमले बिहा गर्न मान्दैन कि?
7: उसलाई बिहा गर्न मनै छैन भने चाहिँ हामीले जबरजस्ती गरेर हुन्छ र भने?
6: चाहिने कुरा नमानिसै गर्नु परेन त।
5: त्यही त, त्यो केटोसँग बिहे गरेर गइदिएको भए कुरै सकिन्थ्यो। बरु फर्केरै नआएको भए पनि आनन्द हुन्थ्यो। यो सबै देख्न त पर्दैन थियो।
7: हेर्नु भयो, आफूले गल्ती गरेँ भन्ने सोचेर नै त कान्छी घर फर्केर आएको हो। भन्न घर नै फर्केर आयो भन्नु न, घर नफर्केर आफूले केही गरिदिएको भए?
5: हो, बरु मरिदिएको भए हुन्थ्यो। बुढा

0: देखिन्छ र भएन कि रुमिना त कस्तो अर्कै गरिस् त
1: कस्तो अर्को भएर
0: अलि मिलेन कि ल यता हेर त दुवैजनाले बनाऊ त
1: फेरि बनाउने ल ल
0: ल अलि क्यामेरामा हेर है
1: ल ल
0: यसो पोज दे न
1: कस्तो यस्तो
0: टिकटक बनाउनु पनि सिकाउनु पर्ने कि यसलाई
1: ल ल टाइमरमा राख छिटो
0: ल देरी है

0: यो चाहिँ राम्रो भएको छ है पहिलाको भन्दा।
1: ठिकै छ।
2: हेलो विनिता।
1: यो विवेक फेरि यहाँ कहाँबाट आयो भने?
2: आज त तिमी कस्तो नचिनिने भएको छौ त विनिता।
1: हो र, वान पिस लगाएको भएर होला। अनि तिमी पनि यहाँ आउँदो रहेछौ त?
2: आउँछु कहिले काहीँ, अहिले चाहिँ हल्का नास्ता गरौँ भनेर। अनि तिमी चाहिँ?
1: म सानमाको छोरीको बर्थडेमा आएको।
2: ए बसेरै कुरा गरौ न, खुसी पनि खाली नै रहेछ क्यारे।
1: ए भइहाल्छ नि।
2: अनि यो बहिनीलाई त चिनिन नि?
1: रुमिना हो, सानमाको छोरी।
0: नमस्ते।
2: नमस्ते। ए भनेपछि बर्थडे गर्ल, ह्याप्पी बर्थडे बहिनीलाई।
1: कहाँ उसको बर्थडे हो त आज?
2: भर्खरै सानीमाको छोरीको बर्थडे हो भने होइन त तिमीले?
1: यसको होइन के, यसको बहिनीको हो।
2: ए
0: दिदी मम्मीले फोन गर्नुभएको छ, म गएँ ल।
1: ल ल, मलाई स्वदेशी आउँदै हुनुहुन्छ भन है।
0: हस्।
2: केही खाने, तातो चिसो केही मगाउ?
1: नखाने, हामी त नास्ता खाइसकेको। अब सानबा आएपछि केक काट्ने भनेर पर्खेर बसेको। तिमीलाई खान मन भए खाऊ न।
2: म पनि अहिले साथीहरू आएपछि खानु पर्ला, एक्लै पनि के खाइरहनु हो।
1: को साथी हो र, आइसहरू पनि आउन थाल्यो हो?
2: होइन, यता बजारको साथीहरू हो के, तिमीहरूको थ्री स्टार भयो जस्तो। हाम्रो पनि बिन्दास ग्रुप छ क्या।
1: ए त्यसो भए त आज पुरै झ्याप मुडमा बिन्दास हुने होला है।
2: त्यस्तो त हुन्न, हल्का खाजा नास्ता मात्रै हो
1: होला। पत्ता अहिले कति बोतल पुग्ने हो?
2: त्यस्तो चाहिँ नभन कि विनिता, यस्तो राम्री मान्छेले बोतल सोतलको कुरा गरेर चाहिँ सुहाउँदैन।
1: राम्रो मान्छे भएर मक्क पार्न खोजा होला होइन?
2: त्यस्तो होइन कि विनिता, साँच्चै भन्ने हो भने तिमीलाई यो पर्पल कलरले यस्तो राम्री देखाएको छ नि।
1: लाला थ्याङ्क यू।
2: हुन त तिमी सदाबारै राम्री हो के, आज अलिकति विशेष राम्री देखाएको छ मात्र भन्यो।
1: विवेक यो बढाइ चढाइ अलि धेरै नै भयो कि?
2: प्रमिस यार, तिमी बिलिभ गर या नगर, तिमीहरूको थ्री स्टारमा सबैभन्दा राम्री भनेको तिमी नै हो जस्तो लाग्छ मलाई।
1: ओहो, गफ दिन त खप्पिस छौ है।
2: मनको कुरा गर्दा नि के गफ हुन्छ र?
1: मनका कुरा पनि कतिजनासँग हुने रहेछ तिम्रो। पहिले त्यो हिरोनीसँग नि मनको कुरा हुन्थ्यो।
2: को हिरोनी भने? त्यही उपमाको कुरा गरे होला होइन? त्यो त यसो फिल्म खेल्न पाइन्छ कि भनेर मात्रै हो, त्यस्तोसँग के रिलेसन राख्नु नि। उसका बिएफहरू पुरै लाइनमा हुन्थे।
1: तिमी पनि त त्यही लाइनमा थियौ नि, साँच्चै तिमी चाहिँ कति नम्बरमा थियौ नि त्यसै बेला।
2: त्यसका कुरा नगर।
1: अनि सरलाको कुरा गर्ने कि नगर्ने त?
2: फेरि कहाँबाट आयो सरलाको कुरा फेरि बिचमा?
1: भन न, मलाई कस्तो जान्न मन छ। तिमीहरूको त बिहे नै हुन थाले थियो अरे होइन?
2: बिहे भन्दा पनि ऊ चाहिँ मसँग हल्का इम्प्रेस थियो क्या, त्यही मात्रै हो।
1: ए अनि अझै कतिजना छन् त तिम्रो इम्प्रेसमा?
2: त्यस्तो त कोही छैन यार।
1: ए त्यस्तो कोही छैन, विवेकको नि कोही नहुने भने त अचम्म भएन र?
2: ल सर्च गरिहेर नि त, कोही भेटायो भने मलाई जेलै हालिदेऊ।
1: जेल त सरले पो झन्डै हाले कि तिमीलाई। सानमाको फोन आयो, म जान्छु ल।
2: एकछिनमा आउँछु भन न, कस्तो कुरा गर्न मजा आइरहेको थियो।
1: बस्नु त हुन्थ्यो, अहिले खोज्दै सानमा यहीँ आइपुग्नुहुन्छ।
2: त्यसो भए अर्को पटक अलिक लामो समय बस्ने गरी भेटौँ नि त, म टाइम मिलाएर तिमीलाई कल गर्छु हुन्छ।
3: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद घिमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ, आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ? आँखामा कि कानमा?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 79
2: कसले गरे अस्तो
3: के भयो डाक्टर सर
2: यस्तो मूर्खाइ पनि गर्ने हो
4: रमा तिमी भन न के हो खास कुरो
3: कसरी भन्नु मैले तिमीले नै भन
2: अब उसले उसलाई देखाएर नबस्नुहोस् यत्रो ठुलो गल्ती कसरी गर्नुभयो
4: कसले गरेको भन्दा पनि गल्ती त भयो होला डाक्टर साहब अब के गर्ने त्यो भन्नु भए हुन्थ्यो बरु
2: यस्तो मूर्ख तरिका सिकाउने मान्छे को हो भनेर चिनौ भनेर हो बच्चाको आँखामा समस्या भएपछि स्वास्थ्य चौकी ल्याउने कि आँखामा दुध हाल्ने
4: हामीलाई थाहा नभएको कुरा पर डाक्टर साहब त्यसमाथि म त घरमै थिइनँ रमा तिमी भन न के हो खास कुरो
3: अब घरका ठुला बुढाले जे सिकाए त्यही गरियो डाक्टर साहब छोरीको आँखा यस्तो होला भन्ने अनुमानै भएन
2: अनुमान भएन भनेर हुन्छ अलिकति त विचार गर्नुपर्छ नि तपाईँले पनि कहिलेबाट यस्तो भयो नानीको आँखामा
4: अब दुध हालेकै रातबाट आँखा त झन्झन झन्झन रातो भयो
3: पर्सिपल्टोबाट त आँखाबाट पिप जस्तो पहेँलो कचेरा बगेको बगी गर्न थाल्यो त्यसपछि त झन् हेर्नै बन्द भयो
2: देख्नु पनि सोचै विचार नगरिकन संक्रमण भएको आँखामा दुध हाल्दा के भयो भनेर अहिले बच्चाको आँखा कुन अवस्थामा छ थाहा छ तपाईँलाई
3: अब के गर्ने त डाक्टर साहब
2: अहिले मैले आँखा सफा गरेर मलम लगाइदिएको छु तर बुझ्नुहोस् यसको उपचार यहाँ अहिले सम्भव छैन
4: ओहो हो र अब कहाँ लैजाने त डाक्टर साहब
2: विलासनगरतिर लैजानुहोस् त्यहाँ सुविधा सम्पन्न अस्पतालहरू छन् तर आँखाकै अस्पतालमा लानु होला
3: हुन्छ डाक्टर साहब
2: जति सक्दो छिटो लैजानुहोस् मलाई अचम्म लागेको कुरा के भने नि तपाईँहरू कस्तो खालको आमा बुवा हो
4: किन र डाक्टर साहब
2: मैले तपाईँहरूलाई नानी 6 महिना हुँदाखेरि नै नानीको आँखामा समस्या छ जन्मिँदै कुपोषित छ राम्रो ठाउँमा लगेर उपचार गर्नुहोस् भनेर मैले तपाईँलाई भनेको हो कि होइन
3: त्यो त हो
2: अनि त्यसपछि कतै लैजानुभयो
4: यो बिचमा त्यस्तो खास समस्या पनि भएको थिएन अलिअलि समस्या हुँदा धामी झाँक्रीतिर गइयो र निको पनि भएको थियो पछि त टक्क लाएर यस्तो पो भयो हेर न
2: एकैचोटि भएकै होइन नानीको आँखामा सुरुमै समस्या थियो तन्न भुँडी भर्ने गरी मात्रै खाएर पोषण पुग्दैन नानीलाई भिटामिन ए को कमी थियो बुझ्नुभयो
3: हजुर डाक्टर साहब
2: तपाईँको अर्को गल्ती भनेको आँखा जस्तो संवेदनशील अङ्गमा समस्या हुँदाहुँदै तपाईँ उपचार गर्न छोडेर तपाईँ धामी झाँकेमा पुग्नुभयो
4: अब घरमा सबैभन्दा जेठो बाठो आमा हुनुहुन्छ टक्क लाएर आमाले नै देउता बिग्रेपछि यस्तो हुन्छ भन्नुभयो अनि
2: के हो देउता बिग्रिने भनेको बच्चाको आँखामा समस्या छ त्यो नदेखेर तपाईँ देउता बिग्रेको देख्नुभयो कहाँ छ देउता देख्नु भएको छ
3: मैले त नलगौँ भनेको हो डाक्टर साहब तर आमाले
2: सबैभन्दा ठुलो गल्ती भनेको बच्चाको आँखामा दुध हाल्नु नै हो यही दुध हालेर चाहिँ आँखामा संक्रमण भएको बुझ्नुभयो
3: भनेपछि आँखामा दुध हाल्नै नहुने रहेछ है डाक्टर साहब
2: आँखामा दुध मात्रै होइन हाम्रो गाउँघरमा कानमा तेल पनि हाल्छन् जुन कुरोलाई हाम्रो औषधि विज्ञानले प्रमाणित गरेको छैन ती कुराहरू केही पनि गर्नु हुँदैन
4: त्यही त अब कति कुराहरू त पहिलेदेखि गरिआएको भनेर पनि गर्ने चलन छ
2: राम्रो कुरा त गर्न मिल्यो तर गलत कुराहरू पहिलादेखि नै गर्दै आएको छ भनेर गर्न मिल्यो त
4: हस् डाक्टर साहब अहिले हामी जाँदा हुन्छ
2: तर कुरा त्यही हो छोरीको आँखामा ठुलो समस्या आइसकेछ यसलाई हेल्थ चेकलाई गर्नुभयो भने योभन्दा पनि ठुलो समस्या हुन सक्छ आँखा ड्यामेज हुन सक्छ समयमै ध्यान दिनुहोस्
5: कुनाको फोन निकाल्दो गरी ल कुचुला
6: खै यहाँले कस्तो खोलेछ छ यो कुसुमलाई कति सफा चाहिने होला मेरो लागि त यो फोनै होइन
5: म त हप्ता हप्तामा कुना काप्चामा सबै सफा गर्थेँ अहिले चाहिँ हो क्या अलि बढी ग्याप भएको ऊ त कुनामा हेर्दा चाहिन्छ
6: हे भयो अब धेरै सफा पनि गर्नु हुँदैन
5: खै छोड्छु म निस्किन्छु म खान ढकेल्छु अलि उठ जा फेर लाग्छ तँलाई
6: कुसुम ऊ त्यो के हो
5: कुन
6: ऊ त्यो के झुन्डाइको तेरो टाउको माथि
5: ए हो यसलाई विन्ड चाइम्स भन्दो रहेछ
6: हाँ के हो यो
5: घन्टी हो क्या हावा लागेपछि आफै बजाउँछ हेर त कस्तो राम्रो आवाज आउँछ
6: अँ है तर कहाँबाट ल्याएको
5: हरिशले किनिदिएको विलासनगरमा मेरो ब्यागमै थियो अनि यस्तो राम्रो चिज के फाल्नु भनेर झुन्ड्याएको
6: ए अनि हरिश कहाँ गएको रहेछ के थाहा भयो त कसो
5: है थाहा छैन मलाई
6: तिमीहरू दुवैजना एकै दिन गाउँ फर्केको होइन र
5: होइन
6: लौ हो र अनि मैले त दुवैजना सँगै फर्किएको भनेर सुनेको थिएँ त।
5: होइन, को आउँछ त्योसँग? म एक्लै आइदिएको, त्यो चाहिँ अर्को दिन आइपुगेको रे भनेर भन्दै हुनुहुन्थ्यो इन्दु भाउजू।
6: एउटा कुरा सोध्छ कुसुम,
5: के
6: त किन फर्केर आइस?
5: बस्न मन लागेर।
6: नजिस्किन भन्न,
5: होस् गरी यो कुरै नगरौँ।
6: खुरोको भन्न, अहिले फेरि पिठाइ खाली छ, अहिले फ्लाइङ केक खान्छस् नि।
5: सबै कुरा आफूले सोचेको जस्तो हुँदैन रहेछ गौरी।
6: किन, के भएन र तैँले सोचेको जस्तो?
5: हरिस त कस्तो अर्कै रहेछ नि।
6: कस्तो अर्कै भन्नाले?
5: अर्कै के, मैले सोचेको भन्दा अर्कै के? यहाँ हुँदा मलाई कस्तो माया गरेको जस्तो लाग्थ्यो है, मलाई मेरो कस्तो केयर गर्थ्यो, मेरो सानो सानो कुराहरू पनि कस्तो याद हुन्थ्यो नि त्यसलाई, होइन?
6: अनि
5: उता गएपछि पनि तिन चार दिन त्यस्तै भयो। त्यसपछि त
6: त्यसपछि के
5: होस्, छोड्दै बितिसकेको कुरा कोट्याएर के गर्नु?
6: भन्नु कस्तै रहेछ भन।
5: त्यस्तै अब सानो सानो कुरामा रिसाको रिसाइ गर्ने के? अनि सुरु सुरुमा त मैले धेरै पैसा खर्च नगर भन्दाखेरि है ह्या केही हुन्न भन्दै आफै पैसा खर्च गर्थ्यो। पछि पैसा सकेपछि त मैले गर्दा अरे
6: लो
5: के कुरा गरेर साध्यै छैन यार। सुरु सुरुमा त राम्रोसँग बोल्ने गफ गर्ने गर्थ्यो है, पछि पछि त सानो सानो न्यु पारेर झगडा गरिरहने, अनि त्यति मात्र हो, त्यो कहिलेकाहीँ सामानहरू भत्ताभुङ्ग पारिदिने, फुटाउने, म त कस्तो डर लाग्थ्यो यार।
6: ए
5: थाहा छ, एक दिन मलाई झन्डै पिटेन नि त्यसले। त्यो दिन त हेर, म त रातभरि रोएर बसेँ। हरिसँग गएर मैले कत्रो ठुलो गल्ती गरेछु जस्तो फिल भयो क्या मलाई। अनि बिहान उठेर आफ्नो सामान प्याक गरेँ, अनि त्यो त मस्तले सुतिरहेको थियो। मैले केही भन्दा पनि भनिनँ, अनि म त हिँडिदिएको।
6: कहिलेकाहीँ भेट्दा र सधैँ बस्दा मान्छे कस्तो फरक हुने है?
5: भने
6: अनि अहिले हरिस कहाँ गएको रहेछ? त्यसको फोन पनि अफ छ भन्दै थियो अझै।
5: झासो कि झासो, मलाई के मतलब? त्यो को हो र मेरो?
6: तेल हुनेवाला बुढा हो नि, गाउँकाले तिमीहरूको बिहे गरिदिने भनेर हरिसलाई धुई धुई चाहिँ खोज्दैछन्। अब त के गर्छस् कुसुम?
7: हजुर हजुर, एकछिन है। ए खुसबु पो, आउनु बस।
8: के हो, तिमी त बोलाएको पनि सुन्दै सुन्दैनौ त?
7: के यो ढोकामा ह्याङ्गर ठोक्दै थिएँ, त्यही भएर थाहै पाइनँ। जति ठोक्यो त्यति बाङ्गो हुन्छ भने।
8: योभन्दा पेज कसले टाइट गर न?
7: पेज कसले होला र?
8: यो किल्ला नै पेज किल्ला हो, खोइ पेज कस ल्याऊ त?
7: पेज कस पनि यही छ नि, खै म कस्छु? तिमी बस न,
8: बिस्तारै गर, नत्र बाङ्गियो भने फेरि भित्रै जाँदैन।
7: मजाले जाँदो रहेछ त,
8: आइडिया लगाउनु पर्छ नि। अनि फेसन त बबाल बनाएको छौ त।
7: कस्तो बबाल देख्यो र?
8: पुरै नाङ्गा बाबा जस्तो, माथि गन्जी लगाएको, तल फेरि लुङ्गी बाँधेको, अझ हल्का दारी पनि हुनुपर्ने।
7: अब दारी पनि पाल्नु पर्ला बिस्तारै। ए यता हेर त, भयो हेर त।
8: भयो भयो, तर तिमीले त यो लुगा राख्ने ढोका पछाडि भन्दा भित्तामा ठोका भए राम्रो हुन्थ्यो नि।
7: भित्तामा ठोक्दा घरबेटी बुढाले किन ठोक्या भनेर कराउँछन्, त्यही भएर पनि ढोकामा ठोकेको। ढोकामा भयो भने झट्टै देख्दैन देख्दैन नि त।
8: त्यो त हो।
7: चिया खाने हो, बनाऊ?
8: पर्दैन, बरु पानी देऊ त, पानी खान्छु। अनि के हो, अचेल त तिमी मेरो फोन पनि उठाउँदैनौ त?
7: फोन गरेको थियौ र?
8: कति गरेको छु हेर न, न फोन उठाउने, न कल ब्याक गर्ने। तिमी त पुरै बिन्दास भएर पो बसेका छौ त।
7: बिन्दासै त होइन, फोन साइलेन्समा राखेको थिएँ त्यही भएर होला।
8: त्यही त, मैले फोन गरे बेला जहिले तिम्रो मोबाइल कि त साइलेन्समा हुन्छ कि त चार्जमा हुन्छ।
7: सरी है, यस्तै भए हुन्छ। केही काम भएर गरेको थियो कि?
8: त्यस्तो काम त केही थिएन, सानीमाको बाटो फर्किँदा पस्नु पर्ला भनेर फोन गरेको, जाँदादेखि फोन गरेको, आउँदासम्म पनि फोन गर्दा उठाउँदैन।
7: ए अनि किन गएको त सानीमाकोमा?
8: यस्तै सामान पुऱ्याइदिनु थियो र। अनि तिम्रो घरबेटी बुढालाई त देख्दिन त आज?
7: बुढा आज ससुराली गएको छन्, रोपाईको काम छ भन्दै थिए, त्यही भएर गएको होलान्। किन र?
8: होइन, अस्ति रिसाको झोकमा अलि बढी नै भनेको जस्तो लागेको थियो, त्यही भएर सरी भन्न पर्ला भनेर।
7: त्यो त राम्रै हो, म त फेरि झगडा गर्न सोच्यो कि भनेर डर लागिरहे नि।
8: हुन त तिम्रो बानी पनि त्यस्तै छ, घरबेटी बाईलाई के गाली गर्नु?
7: के बानी त्यस्तै भयो र?
8: राम्रो बानी भए यस्तै हुन्थ्यो र?
7: यस्तै भन्नाले? मैले अलिक कुरा बुझेन नि बुझ्भयो।
8: यस्तै भन्नाले यस्तै, यही लुङ्गी बेरेर बस्ने अवस्था भन्यो नि। खनाउन सजिलो हुन्छ भनेर होला होइन लुङ्गी बेरेको?
7: त्यस्तो के होइन, मलाई यसो लाउन मन लागेर मात्रै
8: होला होला। अनि एचआइभीको रिपोर्ट ल्यायौ त?
7: एचआइभीको रे?
8: किन, केही थाहा छैन भन्ने माने छौ? सबै थाहा छ मलाई।
7: कसले भन्यो? त्यो किसानले भन्यो होला होइन? ल त म
8: अरूले नि भनिहाल्छ नि, तिमीले पो भन्दैनौ। यस्तो भारे छ, एकपटक हस्पिटलको रिपोर्ट यस्तो आएको छ भनेर पनि भनेनौ है?
7: मैले तिमीलाई भेटेरै भनौँला भन्न थालेको थिएँ, ठ्याक्कै तिमी आइहाल्यो।
8: अँ, ठिक्क पार्न त खुब जानेछौ। अनि त एचआइभीको रिपोर्ट के आयो त?
7: नेगेटिभ नै छ।
8: अनि यो चिलाउनेको मेडिसिन त रेगुलरली खाइरहेछौ होइन?
7: अँ, अब पाँच दिनपछि फेरि फलोअपमा बोलाएको छ, घाउ पनि निको भइरहेछ।
8: अनि किन कोठाबाट बाहिरै निस्किँदैनौ त? न कलेज जान्छौ, न गेममा जान्छौ, यसरी त खै?
7: रुमबाट बाहिर निस्किँदा बित्तिकै केटाहरूले चाहिने नचाहिने कुरा गरेर पारा देखाउँछन् जस्तो लाग्छ।
8: तिमी आफैले भन त आयुष, केटाहरूले पारा देखाउँछन्, कुरा काट्छन् भनेर अब आफ्नो पढाइ छाड्ने, गेम खेल्ने नजाने गरेर आफ्नो करियर नै बिगार्छौ त तिमी?
0: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधेको प्रश्न थियो, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? यसको सही उत्तर हो 100। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सिन्धुलीबाट आदित्य आचार्य, बाँकेबाट आकांक्षा रोकाया, मकवानपुरबाट रामबहादुर भोलन र ओखलडुङ्गाबाट लाम्छोकी शेर्पा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब पालो भएको छ सुपर विजेता घोषणा गर्ने। अङ्क 47 देखि 71 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत झापाका ठाकुर सिंह गुरुङ सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई ठाकुरजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई छिट्टै सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? प्रश्न फेरि एकपटक, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौ। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 98015 75008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: अब निर्वाचन आउन निर्वाचनको दिन आउन 65 दिन मात्र बाँकी छ। यतिखेर विभिन्न राजनैतिक दल, निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागिरहेका छन्। दशैं तिहारको रौनक एकातिर छ भने सँगै चुनावको रौनक पनि उत्तिकै बढ़िरहेको छ, किनभने निर्वाचनलाई पनि एक किसिमको चाडकै रूपमा लिने गरिन्छ। अहिले विभिन्न राजनैतिक दलहरूमा पनि कसलाई उम्मेद्वार बनाउने, कुन क्षेत्रमा कसलाई जित्न सहज हुन्छ भन्ने विषयमा आन्तरिक छलफल पनि भइरहेको छ भने अहिले सत्तामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी लगायतले चुनावमा गठबन्धन गरेर जाने तयारी पनि गरिरहेका छन्। यसका लागि दिनहुँ सत्ता गठबन्धनले सीट बाँडफाँडको लागि बनाएको कार्यदलको बैठक पनि बस्ने गरेको छ भने शीर्ष नेताहरू पनि बैठक गरिरहेका छन्। नेपाल चौतारीमा आज हामी निर्वाचनको लागि नेपाली कांग्रेसले गरिरहेको तयारी, व्यक्तिकी मुद्दा भन्ने विषयमा कुराकानी गर्छौं। यसका लागि हामीसँग नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता अजय बाबु सिबाकोटी हुनुहुन्छ। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: हजुर, धन्यवाद।
1: आरामै हुनुहुन्छ?
3: ठीक छ हजुर।
1: हजुर, अब चुनाव हुन 65 दिन मात्र बाँकी छ, नेपाली कांग्रेसले चाहिँ यसको कसरी तयारी गरिरहेको छ निर्वाचनको?
3: नेपाली कांग्रेसले अहिले निर्वाचनको कार्यतालिका अनुसार, जुन निर्वाचन आयोगले उपलब्ध गराएको छ, त्यो कार्यतालिका अनुसार यो असोज 2 र 3 गते यो अनुसूचीको लागि त्यसको अन्तिम तयारी गरिरहेको छ। यो समानुपातिकको संग्रह प्रदेश दुवै ठाउँको लागि भने सँगसँगै यो असोज 23 गते जुन हाम्रो मनोनयन गर्नुपर्नेछ त्यसका लागि चाहिँ अहिले पार्टीले खडा गर्ने उम्मेद्वारहरूको बारेमा पनि एउटा वृहत छलफल सुरु भएको छ र सँगसँगै गठबन्धनमा रहेका दलहरू बीचमा यो चाहिँ सिट बाँडफाँडको कुरामा पनि अहिले काम भइरहेको छ भने सँगसँगै अरू पार्टी यस्तो चुनावमा जाँदै गर्दा पार्टीका आफ्ना विभिन्न घोषणा पत्रहरू हुन्छन्, ती घोषणा पत्रहरूको लागि पनि गृह कार्य सुरु भएको छ भनेपछि अहिले यो घोषणा पत्र, उम्मेदवारी अनि त्यसपछि यसको अरू प्रक्रियाहरूमा आन्तरिक जीवनबाट जुन छान्नुपर्ने व्यक्तिहरू त्यसमा पनि राम्रो व्यक्ति परोस्, जनताको बीचमा लोकप्रिय मान्छे परोस्, लोकप्रिय उम्मेद्वार परोस् भन्ने यी सबै कुराहरूमा तल ग्राउन्ड लेभलबाटै खास गरी हाम्रो प्रदेशको जुन समिति छ, यो चाहिँ प्रदेश समिति अनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै फेरि यो चाहिँ प्रदेशको जुन 7 वटा प्रदेशबाट सिफारिस भएर केन्द्रमा जुन लिस्टहरू आएको छ त्यस लिस्टको आधारमा अहिले उम्मेद्वार चयनको एउटा प्रक्रियामा घनीभूत छलफल भइरहेको छ। त्यसमा हाम्रो पूर्व पदाधिकारीहरू र अहिले बहालवाला पदाधिकारी र त्यसमा अरू एक दुईजना अरू नेताहरू समेत बसेर एउटा वृहत छलफलबाट एउटा उम्मेद्वारी चयनको एउटा प्रक्रिया सुरु भइरहेको छ। यही प्रक्रियाबाट अहिले काङ्ग्रेस अगाडि बढिरहेको छ।
1: हजुर, एकातिर सीट बाँडफाँडको कुरा, अर्कोतिर आन्तरिक तयारी घोषणा पत्रको, यो त तयारी एकातिर भयो, अर्कोतिर अब यसका लागि भोट माग्न मतदातालाई पनि तयार पार्नु पर्यो होइन नेपाली काँग्रेसले। जनताको माझमा चाहिँ कसरी गइराख्नु भएको छ?
3: जनताको माझमा यही बीचमा हामीले जनतासँग नेपाली काँग्रेस भन्ने एउटा कार्यक्रम, देशव्यापी कार्यक्रम नेपाली काँग्रेसको केन्द्रीय समितिले निर्णय गरेर केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाहरूमा खटाएको थियो र त्यो एउटा पहिलो चरणको कार्यक्रम सकिएको छ। अब दोस्रो चरणको कार्यक्रम हामी यो उम्मेदवारीको चाहिँ एउटा प्रक्रिया अगाडि बढ्दै जाँदा दोस्रो चरणको कार्यक्रम हामी गर्छौँ र त्यसपछि उम्मेदवारी को मनोनयन सँगसँगै हाम्रो तेस्रो चरणको कार्यक्रम सुरु हुन्छ। भनेको मतलब हामी स्थानीय तहको चुनावबाट भर्खरै त्यसबाट निर्वाचित भएर आएका साथीहरू पनि अहिले आफ्नो कार्यक्षेत्रमा खटिरहनु भएको छ। उहाँहरू पनि एक लेभलमा अहिले आफ्नो ओडामा आफ्नो पालिकामा क्रियाशील भएर काम गरिरहनु भएको छ। उहाँहरू मार्फत जनतासँग जोडिने काम पनि एकातिर भइरहेको छ। पार्टीका स्थानीय तहका हाम्रो बुथ मतलब हुन्छ नि टोल समितिदेखि हाम्रो वडा समिति अनि हाम्रा जति पनि संरचनाहरू छन् ती सबै संरचनाहरू प्रत्येक दिन आम मतदाताहरूसँग आम नागरिकसँग जोडिने उहाँहरूका दैनिक चाहिँ गाह्रो साँग्रोमा अप्ठ्यारोमा त्यसमा उस गर्ने सहकार्य गर्ने यी कामहरूमा तल्लो तहदेखि नै एउटा काम भइरहेको छ। त्यसले जनतासँग जोड्ने कुरामा यो जनतासँग यो ग्याप हुने आम नागरिकसँग ग्याप हुने कुराहरूमा पार्टीले ग्याप हुने भन्दा नि प्रत्येक दिन जोड्ने कुराहरूमा पार्टीले पार्टीका संरचनाहरूलाई परिचालित गरिरहेको छ। ती संरचनाहरूमा आम नागरिक जोडिरहनु भएको छ। त्यो जोडिएकै कुराको आधारमा पनि हामीले अस्ति भर्खरै मात्र सम्पन्न स्थानीय तहको निर्वाचनमा हामी सबभन्दा ठूलो दलको रूपमा स्थापित भएका छौँ र सबभन्दा ठूलो दलको रूपमा जाँदै गर्दा त्यसलाई नै कायम राख्ने एउटा चुनौती पनि छ। अब यो सङ्घीय निर्वाचनमा प्रदेशको निर्वाचनमा त्यो चुनौतीलाई सामना गर्न आम नागरिकसँग एकाकार भएर नै अगाडि जाने गरी हाम्रा क्रियाकलापहरू तल्लो तहसँग जोड्ने गरी नै अगाडि बढिरहेको छ।
1: हजुर, जनताको माझमा गइराख्दाखेरि यहाँको यो पटक 2079 सालको चुनावमा चाहिँ नयाँ मुद्दा चाहिँ के बनाउनु भएको छ? जनताको माझमा जाने कस्ता कस्ता मुद्दाहरू विशेष गरेर अगाडि लैजानु भएको छ?
3: वास्तवमा मुद्दाको सन्दर्भमा भनियो भने यो स्थानीय तहको चुनाव होइन। स्थानीय तहमा स्थानीय मुद्दाहरू प्राथमिक र सघन रूपमा आउँछन्। यो देशभरि मतलब नेपाली काँग्रेसले कस्तो खालको एजेन्डाहरू लिएर जान्छ, कस्तो खालका मुद्दाहरूलाई अगाडि समेट्छ, कस्तो खालका चाहिँ विचारहरूलाई लिएर जान्छ भन्ने सन्दर्भ हेर्यो भने हामी विचारको सन्दर्भमा हामी पहिलेदेखि प्रश्न नै छौँ। हाम्रो स्थापना कालदेखि नै हामीले जुन विचारहरूलाई बोकेर आएका छौँ त्यही विचारहरूकै वरिपरि नै हामी छौँ। संगठनको सन्दर्भमा हामी त्यही ढङ्गले परिचालित छौँ। देशभरि हाम्रो संगठन परिचालित छ र आफ्ना विचारहरूलाई त्यही संगठनका संरचनाहरू मार्फत हामी तल्लो तहसम्म लिएर गइरहेका छौँ। अहिले मुख्य कुरा नेतृत्वको विषय पनि छ र सँगसँगै हामीले यो बीचमा देशकोमा एउटा आर्थिक अवस्था अहिले विश्वव्यापी रूपमा आर्थिक अवस्था जुन किसिमले एक खालको तल झरेको अवस्था पनि छ। यसले गर्दा आम नागरिकलाई खास गरी आम नागरिक जो आफ्नो रोजीरोटीका लागि पनि हरेक दिन सङ्घर्ष गर्नुपर्ने अवस्था छ। आजको दिनमा तपाईँले अस्ति मात्र एउटा समाचारमा देखिरहनु भएको थियो, अहिलेसम्मकै सबभन्दा त्यो ठुलो रेकर्ड छ। एक दिनमा 2800 व्यक्ति देश छोडेर विदेश जानु पर्यो। दिनमा देशभित्र रहेका नागरिकहरूलाई कसरी यो देशभित्र एउटा कामको अवस्था सिर्जना गर्ने र कामको अवस्था देशभित्र सिर्जना हुने कुरा एउटा छ भने अर्कोतिर एउटा बाध्य भएर जाने अथवा चाहिँ अर्को एउटा राम्रो अवसर पाएर जाने दुईटा कुरा छ। विदेश जाने सन्दर्भमा एउटा राम्रो अवसर पाउने सन्दर्भमा अमेरिकाका मान्छे चाइनाहरू काम गरेका छन्, चाइनाका मान्छे ग्लोबल्ली धेरै देशहरूमा गएर काम गरेका छन्, त्यो अवसरको खोजीमा अथवा त्यहाँ राम्रो अवसरको खोजीमा त्यहाँ पुगिरहेका छन्। कतिपय बाध्य भएर आज हाम्रो सन्दर्भबाट भन्ने हो भने धेरै जसो बाध्य भएर यहाँभित्र रोजगारीको अवस्था सिर्जना नहुँदा यहाँको आर्थिक अवस्थाको कमजोरीका कारणले धेरै मान्छे बाध्य भएर गएका छन्। त्यो बाध्य भएर जाने आम नागरिक जो हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई त्यहाँ जाँदै गर्दा पनि कसरी एउटा राम्रो काम गर्ने वातावरण त्यहाँको हाम्रो नेपाली जसको एउटा चाहिँ इमानका साथ काम गरिरहेको छ, इमानका साथ काम गर्दा पनि उहाँहरूलाई त्यस अनुसारको राम्रोसँग पेमेन्ट भइरहेको छैन, राम्रोसँग उहाँहरूको सेवा सुविधा दिइरहेको छैन, हरेक दिन यहाँ एयरपोर्टबाट हाम्रा सबहरू आइरहेका छन्। उहाँहरूले काम गर्ने राम्रो वातावरण नहुँदा एउटा आफ्नो जीवन यसरी पराईको मुलुकमा गुमाउनु परेको छ भने चाहिँ त्यो सन्दर्भमा हामीले कसरी काम गर्न सक्छौँ? बाहिर रहेका आम जो श्रमिकको रूपमा जानुभएको छ उहाँहरू कसरी यसमा उहाँहरूको राम्रो काम गर्ने वातावरणमा कसरी काम गर्न सक्छ? हाम्रो बाहिर रहेको उसहरू जति पनि हाम्रा दूतावासहरू छ, नियोगहरू छ, उनीहरू मार्फत कसरी यसमा ती देशहरूसँग समन्वय गरेर काम गर्न सक्छ? एउटा यो बडो गम्भीर विषय छ किनभने आज जतिसुकै देशभित्र कुरा गर्ने बाहिर रहेको आम नागरिकहरूको सङ्ख्या यति ठुलो छ, त्यसलाई सुरुमै हामीले सम्बोधन गर्न सकेन भने हाम्रो जति पनि प्रयास छ त्यो अर्थपूर्ण हुँदैन भन्ने हामीलाई एउटा लागिरहेको छ। अर्को अहिले आयात प्रतिस्थापन गर्नुपर्ने अर्को ठुलो चुनौती छ, आयातलाई घटाउनु पर्ने अवस्था छ किनभने हाम्रो यो सञ्चित विदेशी मुद्राको सञ्चित नै हेर्यो भने हाम्रो अर्थतन्त्रको जुन अवस्थामाथि जानुपर्ने हो त्यो जान सकिरहेको छैन। आयात यति धेरै आयात भइरहेको छ, हाम्रो आम नागरिकहरू जो यहाँभित्र चाहिँ रोजगारी सिर्जना नहुँदा यहाँको राम्रो अवस्था नदेख्दै गर्दा उहाँहरू विदेश जानु परिरहेको छ। त्यो विदेश जाँदै गर्दा हाम्रो यहाँ चाहिँ यहाँ आएर विदेशी छु हेरौँ न इन्डियातिरबाट हामी बिहारको यता युपीको थुप्रै ठाउँबाट मान्छे आएर यहाँ काम गर्नुपर्छ। यहाँको अहिले तपाईँको हेर्नुहुन्छ भने यो उसको के अरे प्राविधिक क्षेत्रमा काम गर्ने मान्छेहरू पनि अहिले उसहरू श्रमिकहरू पनि धेरै ठाउँमा भारतबाट अरू देशबाट आएर काम गरेको छ। मतलब त यो एउटा बाहिरबाट आउने जुन काम छ र यहाँ हाम्रो चाहिँ जनशक्ति नहुँदै गर्दा कतिपय ठाउँहरूमा हाम्रा कृषि जन्ने खेतीयोगी उसहरू पनि बाँझो भइरहेको छ, हामी त्यहाँ उत्पादन हुन सकिरहेको छ भनेको यसले हाम्रो हामी कृषि प्रधान देश भने पनि आजको दिनमा हेर्नुहोस् त चामल हामी कति ल्याइरहेका छौँ, गहुँ कति ल्याइरहेका छौँ, हामीलाई खानेकुराको हामी आफै आज परनिर्भर हुने अवस्था छ भनेको यो आयात प्रतिस्थापन भन्ने हाम्रो सरकारले अथवा पार्टीहरूले जे जे भने पनि जबसम्म हामी हाम्रो कृषिजन्य खेतीयोग्य भूमिलाई हामीले सबै त्यहाँ खेती गर्न सक्दैनौँ, त्यो खेती पनि व्यावसायिक ढङ्गले त्यसमा चाहिँ अलिकत राम्रोसँग चाहिँ परम्परागत रूपमा भन्दा पनि अलिकत यसको चाहिँ उत्पादन बढी हुने ढङ्गले हामी काम गर्न सक्दैनौँ। हाम्रो आयात प्रतिस्थापन खास गरी कृषिकै आयात प्रतिस्थापन गर्ने कुरा पनि हाम्रो त्यो सोरे कल्पना मात्र हो, त्यसैले यो सन्दर्भमा पनि हामीले एउटा काम गर्नुपर्नेछ। अर्को यो यसलाई पार्टीले एउटा चाहिँ घोषणा पत्र सहित अरू हाम्रो एजेन्डा बनाएर जानुपर्नेछ। अर्को यो निर्यात बढाउनु पर्ने, जस्तो निर्यात जाने हाम्रा उद्योगहरू हाम्रा एकदम कमजोर छन्, हाम्रा हामी कस्तो भइदियो भने हामी एउटा कृषि प्रधान अर्थतन्त्रबाट हामी एउटा उत्पादनमूलक यो उद्योगबाट सहरीकरणतर्फ जानु पर्ने ठाउँमा हाम्रो औद्योगिक चरणमा हाम्रो पारे नगरिकन हामीले सहरीकरणतर्फ गयौँ भनेको यो बिचमा हामीले हेर्दा हेर्दै अघिल्लो रात सुतेको ठाउँमा हामी सुतिरहेको थियौँ, भोलिपल्ट हेर्दै गर्दा त्यो वरिपरि पुरै सहर भएको जस्तो आज तपाईँ काठमाडौँ उपत्यका अथवा जहाँ पनि तपाईँ नयाँ सहरहरू देखिरहनु भएको छ त्यो सहरहरू त्यसरी बनेका छन्। तर हाम्रो एउटा औद्योगिक चरणबाट हामी पार नगर्दै गर्दा हामी सहरीकरणतर्फ गयौँ भने यसले पनि हाम्रो एउटा समस्या सिर्जन गर्छ। त्यसैले यो खालको निर्यात जन्य उद्योगहरू चाहिँ हामीले बढाउन त्यसमा हाम्रा कुटीर उद्योगहरू हुन सक्छन्, घरेलु उद्योग घरेलु उत्पादनहरू बढाउनेदेखि अरू के हामी गर्न सक्छौँ जसको हाम्रो आफ्नो मौलिक विशेषताहरू छ ती विशेषताहरू सहितका निर्यात उद्योगलाई बढाउनु पर्छ। अर्को छ भने अर्को हाम्रो सबभन्दा मुख्य कुरा भने आज निर्यातमा हामीले हेरौँ हाइड्रोबाट हाम्रो जुन खालको यो पछिल्ला केही महिनामा तपाईँले हामीले यो नेपाल के अरे यो उसको विद्युत प्राधिकरणले जसरी यो विद्युत निर्यातलाई एक खालको जोड्यो त्यसले हाम्रो अहिले यो व्यापार घाटालाई पनि काहीँ न काहीँ कम गरेको छ। हामीले पेट्रोलियम पदार्थमा जुन हामीले उता तिर्दै आएका थियौँ त्यसलाई थोरै भए पनि हाम्रो व्यापार घाटालाई भारतसँगको व्यापार घाटालाई घटाउने कुरा नै यसले काम गर्छ भनेको हाइड्रो आजको दिनमा हाम्रो सबभन्दा ठुलो चाहिँ यो सम्पत्ति रहेछ नि त, हामीले व्यापारको एउटा ठुलो वस्तु रहेछ नि त। त्यसैले यो यसको उत्पादन सँगसँगै यसको चाहिँ निर्यात र यहीँभित्र पनि उत्पादन गर्ने यहाँ उत्पादित बिजुलीलाई हामीले यहीँ उपभोग गर्दै गर्दा हामीले जुन यो फोसिल फ्युलहरू छ जो खास गरी यो पेट्रोलियम पदार्थ आयात घटाउन सक्यो भने पनि यसको ठुलो योगदान नै पर्यटन सबभन्दा ठुलो हाम्रो विदेशी मुद्राको एउटा सबभन्दा ठुलो भरपर्दो आधार भनेको पर्यटन छ। अर्को विदेशी मुद्राको आधार अहिले हामीले रेमिटेन्स जो श्रमिकहरू जो बाहिर जानुभएको छ उहाँहरूबाट आउनेछ भनेको पर्यटनबाट हाम्रो यहाँ रोजगारी सिर्जना गर्ने कुरा यहाँको वैदेशिक मुद्राको आर्जन गर्ने कुरा यी सबै कुराको सन्दर्भमा हामी कसरी काम गर्न सक्छौँ देशभित्रै रोजगारी बढाउने बाहिर गएका रोजगारदाताहरूलाई के रोजगारमा जानुभएकाहरूलाई यो चाहिँ अलि दक्ष जनशक्तिको रूपमा पठाएर अहिले खालि हामी श्रमिकहरू खास उस गरेर पठाउँदै गर्दा यो होइन उहाँहरूको चाहिँ दक्षता जुन ढङ्गले हुनुपर्ने थियो त्यो दक्षता नहुँदै गर्दा जति रेमिटेन्स आउनु पर्ने त्यो रेमिटेन्सको मात्रा पनि घटिरहेको छ, बढ्न सकिरहेको छैन।
1: यहाँहरूले यी मुद्दा लिएर जनताको माझ गइराख्दा यी मुद्दा नयाँ हुन् जस्तो त लागेन। पहिले पनि तपाईँहरूले होइन विभिन्न किसिमका चुनावमा पनि युवालाई हामीले स्वरोजगार गर्नुपर्छ, आफ्नै देशमा रोक्नुपर्छ भन्ने किसिमका जहिले पनि यस्तै मुद्दाहरू लिएर जानुहुन्छ, तर कार्यान्वयनमा चाहिँ कहिले लागू भएको पाइँदैन, धेरैको गुनासो पनि यही छ।
3: होइन, कार्यान्वयनमा कमी कमजोरी भएको छ, त्यसलाई स्वीकारेर जानुपर्छ, किनभने हाम्रा काम गर्ने सोचमा कतिपय हाम्रा चाहिँ जुन प्रतिबद्धता हामी देख्दैनौँ। कार्यान्वयन तहमा पुग्दै गर्दा कतिपय हाम्रै सरकारमा गएका कतिपय मन्त्रीहरू, कतिपय चाहिँ नेतृत्व तहमा रहेका उहाँहरूले पनि एउटा राम्रो काम गरेको पनि हामी पाउँछौँ, होइन? तर त्यति हुँदाहुँदै पनि आम जति पनि नेतृत्व तहमा रहेर एउटा चाहिँ कार्यान्वयन तहमा पुगेका व्यक्तिहरूबाट कार्यान्वयन सही ढङ्गमा नहुँदै गर्दा आम असन्तुष्टि बढ्नु स्वाभाविक हो। यसमा तपाईँ आम नागरिकको तहमा हेर्दै गर्दा अहिले यो अन्तर्वार्ता सकिएपछि अथवा अन्तर्वार्ता हुनु अगाडि तपाईँ एउटा आम नागरिक भएर सोच्दै गर्दा म पनि त्यही लाइनमा आफूलाई उभिएर हेर्दै गर्दा म आफै पनि सन्तुष्ट हुने अवस्था छैन। यो कार्यान्वयनको तहमा हाम्रो कमजोरी हामीले स्वीकार्नै पर्छ। त्यो कार्यान्वयनको तहमा खास गरी मूल हाम्रो सफा भएन भने, मूल नेतृत्व तपाईँको त्यही ढङ्गले अगाडि बढेन भने, त्यही ढङ्गले उसले कमिटमेन्टका साथ अगाडि बढेन भने तल त्यस कार्यान्वयन तहमा ठुलो कमजोरी हुँदो रहेछ, त्यहाँ ग्याप हुँदो रहेछ भन्ने कुरा यो बुझाइ छ। त्यसैले पनि अहिले एउटा भन्नुहोस् न, तपाईँ आज हेर्नुहोस् काठमाडौँ महानगरपालिकामा अहिले त्यहाँभित्रको मूल नेतृत्व महानगरको मेयर अगाडि बढ्दै जाँदा तपाईँ उनले राम्रो काम गरिरहेको, उनले अगाडि बढेको कुरामा उनले राम्रो काम गरिरहेको छ भन्दै गर्दा आम नागरिकको हेर्नुहोस् त तपाईँको कसरी सपोर्ट पाएको देख्नुहुन्छ, कति कति सपोर्ट छ भनेको। यो सपोर्ट आम नागरिकको तहबाट जुनसुकै नेतृत्वले जुन ठाउँमा गरे पनि त्यसको सपोर्ट हुन्छ भनेको धरानको अर्को हेर्नुहोस् त, अहिले हामी सोसियल मिडियादेखि सबैतिर मिडियाहरूमा हामी उहाँहरू स्वतन्त्रबाट निर्वाचित गरेर आउनुभएको छ, हामी पार्टीमा इन्भल्भ छौँ, तर एउटा हाम्रो उमेर समूहको मान्छे आज त्यो ठाउँमा काम गरिरहँदाखेरि हामीलाई आफैलाई पनि खुसी लाग्छ भनेको यो खालको सोच हामी उहाँहरूको काम हामी सपोर्ट गर्नुपर्छ। यस्तै काम भोलि हाम्रै पार्टीभित्रबाट अरू दलहरूबाट पनि यी खालका कामहरू गर्ने साथीहरू आफ्नो ठाउँमा पुग्दै गर्दा त्यस्ता साथीहरूलाई बल पुर्याउनु पनि हाम्रो दायित्व हो, त्यहाँ बल पनि पुर्याउनु सबैले त्यो खालको गर्यो भने।
1: यहाँले भन्नुभएको ठाउँमा मैले जोड्न खोजेँ, यहाँले युवाले गर्न सक्नुहुन्छ, युवाले राम्रो काम गर्छ भन्ने कुरा यहाँले गर्न खोज्नुभयो, तर तपाईँको पार्टीभित्रकै कुराकानी हेर्दा पनि अहिले समग्र गतिविधि हेर्दा अहिले पनि उम्मेद्वारको रूपमा युवालाई अगाडि सारेको पाइँदैन, अझै पनि जो पहिलेदेखि अनुहार होइन पुरानै अनुहार दोहोरिने किसिमको हामीले देखिरहेका छौं। यहाँ युवा पनि युवा नेता पनि हो, युवाहरूलाई अगाडि नेतृत्वमा ल्याउनको लागि यहाँहरूले आफ्नै पार्टीलाई आफ्नै पार्टीभित्र चाहिँ कसरी दबाब दिइराख्नु भएको छ?
3: अहिले खास गरी जुन हाम्रो प्रदेश हुँदै यो क्षेत्रभित्रको नि प्रदेशको जुन समिति छ, कार्य समिति छ प्रदेशको, त्यसपछि यो क्षेत्रीय कार्य समिति सङ्घको क्षेत्रीय कार्य समिति, त्यो हुँदै जिल्ला कार्य समिति प्रदेश हुँदै आएका अनेक उसहरू छन्, सिफारिसहरू छन्। ती सिफारिसहरूमा युवाहरूको संख्या र उपस्थिति उल्लेख्य छ। तिनै युवाहरू मध्येबाट जस्तो अहिले हेर्नुहोस् नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा पनि उल्लेख्य युवाहरूको उपस्थिति छ। यहाँ कुनै एज बार लगाएर त्यसको चाहिँ यो कोटाभित्र निर्वाचित भएर आएको होइन, युवाहरूको संख्या आम जस्तो हाम्रो 9 लाख भन्दा बढी सक्रिय कार्यकर्ता रहेको नेपाली काङ्ग्रेसमा 40% भन्दा बढी युवाहरूको उपस्थिति छ, सक्रिय सदस्य भनेको। यो उपस्थितिबाट आज तपाईँको प्रत्येक हाम्रो तहमा युवाहरूको संख्या छ, त्यसै गरी हामी केन्द्र समितिले तिनै उसको प्रतिनिधित्व गर्दै हामी त्यहाँ पुगेका छौँ भनेको। हामीले त्यहाँ यसपटक यद्यपि तपाईँले भन्नु होला यो टिकट वितरणको अन्तिम निर्णय गर्ने ठाउँमा त्यो जुन अहिले हाम्रो संसदीय बोर्ड त बनेन, तर बहालवाला पदाधिकारी पूर्व पदाधिकारीलाई हेर्ने हो भने त्यहाँ पनि केही युवा हाम्रा पदाधिकारीहरू हुनुहुन्छ, उहाँहरूले पनि यो विषयमा लडिरहनु भएको छ। यसपटक हामीलाई के लाग्छ भने हामीले पब्लिकमा हुन्छ नि देखाउन मिल्ने अनुहार युवाहरूको

0: आफ्नो मतपत्र मार्फत व्यक्त गर्दै गर्दा त्यो हाम्रो विरुद्धमा हुन सक्छ, हाम्रो विरुद्धमा नै हुन सक्छ भन्ने कुरामा स्वयं नेतृत्वले पनि यसबाट त्यो समीक्षा गर्नुपर्नेछ। अहिलेबाट नै यसको मूल्याङ्कन गर्नु जरुरी छ र यसको आकलन गरेर नै यसमा निर्णय गर्नुपर्छ भनेर हामी भनिरहेका छौँ। हामीलाई आशा छ उहाँहरू यसमा त्यही ढङ्गले लाग्नु।
1: हजुर, अब हामी केही साथीहरूको प्रश्न जिज्ञासा लिन्छौ। अब दैलेखबाट पुष्कर थापा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। पुष्करजी हेलो, दैलेखबाट हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा, उहाँले चाहिँ प्रश्न राख्नको लागि आउनुभएको थियो, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ। तिलक अधिकारी चितवनबाट हुनुहुन्छ। हेलो तिलकजी।
2: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ हाम्रो अतिथिलाई?
2: मेरो उहाँलाई अतिथिजीलाई पनि मेरो नमस्कार। मेरो प्रश्न के छ भने, अब अहिले भरे भन्नुभयो यो ठुलो पार्टी भनेर, उहाँले ठुलो पार्टी भइकन पनि यसले जनतामा आफ्नो पहिचान किन सकेन र यसले, अनि यो पार्टीले आफ्नो इमान्दारी जो वर्षौंदेखि पार्टीको लागि त्यागी भएर बसेका छन् तिनीहरूले टिकट नपाउने, खालि समाजमा अलिकति विकृति फैलाउने, राम्रा कामहरू गर्ने त्यस्ता व्यक्तिहरूले मात्र टिकट पाउने, र अर्को कुरो यसले खालि हाई लेभलको पार्टीहरू, हाई लेभलका मान्छेहरूलाई मात्रै यसले अँगाल्न थाल्यो, अनि ग्रास लेभल लो लेभलका मान्छेहरूलाई यसले किन अँगाल्न सकेन, यसको सर्वसाधारणले बुझ्ने तरिकाबाट भनिदिनुहोस्। हस् नमस्कार।
1: थ्याङ्क यू। हजुर, के भन्नुहुन्छ उहाँको प्रश्नमा, यहाँको उत्तर?
0: तिलकजीलाई धेरै धेरै धन्यवाद आफ्नो टिप्पणीका लागि। वास्तवमा आम नागरिकहरूको बीचमा, खास गरी अहिले तपाईँले जुन ग्रास रुट हुनुभयो, खास गरी भुइँतमा काम गरिरहेका आम नागरिकहरू, आम मतदाताहरू र आम कार्यकर्ताहरू, उहाँहरूको भावनालाई समेट्ने र उहाँहरूको भावनाको पनि प्रतिनिधित्व हुने गरी नै काम गर्नुपर्छ। त्यो कुरा यदि हामी पार्टी सञ्चालन गर्ने क्रममा तपाईँ त्यो तहको नागरिकहरूलाई हामीले बिर्सिँदै गयौँ र तपाईँ भुइँतको मान्छेले बिर्सिँदै जाने र त्यही सुकिला मुकिलाहरूको मात्रै कुरा सुनिने भन्ने बुझाइ आम मतदाताको बीचमा, आम नागरिकको बीचमा भयो भने पनि त्यो एउटा ठुलो विडम्बना हुन्छ पार्टीको लागि। त्यो बेलामा पार्टी भुइँतको नभएर भुइँफुट्टाहरूको हुनसक्छ। त्यसैले यसतर्फ पार्टी नेतृत्वले सोच्नुपर्छ। यो कुराको सन्दर्भमा बिबी कोरियालले कुनै समयमा भन्नुभएको थियो, यस्ता यही सन्दर्भको वरिपरि रहेर, खास गरी हामीले बिपी कोइरालाले त्यो सन्दर्भमा पार्टीहरूको ग्रो हुँदै जाँदा यो बेलामा त्यस्ता सुकिला मुकेराहरूले कब्जा गर्न सक्छन्, त्यस बेलामा पार्टीको आम कार्यकर्ताहरूले नै यो पार्टीलाई बचाउनु पर्छ भन्ने सन्दर्भ जुन कुरा राख्नुभएको थियो, तेलजीले भन्नुभएको कुरा, यो प्रत्येक तहमा यो कुराहरू, यी प्रश्नहरू, यी प्रश्नहरूले फेरि मान्छेलाई जवाफदेही बनाउँछ, प्रश्नहरूले नै मानिस यो नेतृत्व तहमा रहेकाहरूलाई यसबाट विचार गर्ने लेभलमा पुर्याउँछ र प्रत्येक निर्णयहरूमा, किनभने पार्टी भनेको फेरि पनि सबै वर्ग समुदाय अट्ने ठाउँ भावनाले सबै ठाउँमा हामी एक्सक्लुड गरेर कम्प्लिटली, कोही एउटा अर्को वर्गको मान्छे छ, कोही धनी छ, कोही निम्न मध्यम वर्गको छ, कोही गरिब होला, तर हामी निम्न मध्यम वर्गको मात्रै भनेर धनीलाई छोड्ने पनि होइन, धनीलाई लिएर सबै निम्न मध्यम वर्ग र गरिबहरूको त्यो अथवा मध्यम वर्गको त्यसलाई छोड्ने पनि होइन, तर सबैको एउटा अट्ने त्यो ठाउँ चाहिँ, त्यो प्लेटफर्म चाहिँ पार्टी हुनुपर्छ भन्ने ढङ्गले हामीले काम गर्नुपर्छ। कसैलाई काखा, कसैलाई पाखा, कसैलाई अलिकता राम्रो यसको चाहिँ खर्च गर्न सक्छ, यसको धन छ, यसको बल छ भन्ने ढङ्गले हेर्ने हो भने चाहिँ त्यो पार्टी फेरि बिस्तारै बिस्तारै त्यो अलिकत आम नागरिकको तहबाट बाहिरिन सक्छ, आम नागरिक भन्दा टाढिन सक्छ। त्यसतर्फ चाहिँ हाम्रो पार्टी नेतृत्वले, हामीहरू सबैले त्यसमा ध्यान दिनुपर्छ। फेरि पनि तिलकजीलाई आफ्नो
1: हस्। फेरि हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ अछामबाट उषा ढुङ्गाना। उषाजी
3: हजुर नमस्कार।
0: नमस्कार
3: हजुर, मेरो प्रश्न
1: अछामबाट उषा ढुङ्गाना हुनुहुन्थ्यो, उहाँले प्रश्न राख्न नपाउँदै उहाँसँगको सम्पर्क विच्छेद भएको छ। त्यसै गरेर दैलेखबाट पुष्कर थापा हुनुहुन्छ। पुष्करजी हेलो, पुष्करजी नमस्कार, उहाँसँग पनि कुराकानी हुन सकेन। फेरि हाम्रो टेलिफोन सम्पर्कमा भोजकुमारी नेउपाने हुनुहुन्छ चितवनबाटै। हेलो नमस्कार।
4: हजुर हजुर नमस्कार।
1: हजुर, यहाँको चाहिँ प्रश्न जिज्ञासा के छ?
4: सर्वप्रथम त आजको अतिथिलाई मेरो तर्फबाट नमस्कार।
0: नमस्कार।
4: मेरो चाहिँ एकदम छोटकरीमा प्रश्न छ। अब काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई सायदै नेपालमा चाहिँ अब 2007 सालदेखि नै अति लोकप्रियता हासिल गरेको पार्टी हो, यसमा चाहिँ द्विमत छैन होइन, हुँदाहुँदै पनि पार्टीले चाहिँ त्यति धेरै ठुलो प्रगति गरेर जनतालाई दिनुपर्ने जुन किसिमका सेवा सुविधा

0: अथवा जुन जनतालाई चाहिँ जुन किसिमको भरोसाको केन्द्र रहनुपर्ने हो त्यो त्योतर्फ चाहिँ नेपाली काङ्ग्रेसले त्यति धेरै ध्यान आकृष्ट गरेको देखिँदैन। चुनावको बेलामा चाहिँ नयाँ नयाँ किसिमका घोषणा पत्रहरूमा चाहिँ नयाँ नयाँ कुराहरू ल्याइदिने तर कार्यान्वयनको पक्ष अत्यन्तै शीतल भएको अवस्थामा चाहिँ मेरो दुईवटा तिनवटा प्रश्न मात्रै छ हजुरलाई चाहिँ। एउटा चाहिँ अहिलेको निर्वाचन सङ्घ र प्रदेशमा महिलाहरूको प्रतिनिधित्व कति रहन्छ त्यसको एक्ज्याक्ट डाटा चाहियो होइन एउटा प्रश्न। अर्को चाहिँ दलित अपाङ्गहरूको पनि त्यहाँ चाहिँ प्रतिनिधित्व हुनुपर्ने पर्सेन्ट कति राख्नुभयो। हुन त गठबन्धनको आधार पनि तयार होला त्यसमा चाहिँ तपाईँहरूको छलफलको कुरा के रहन्छ होइन। अर्कोतर्फ कार्यान्वयनको पक्ष कस्तो रहन्छ ती तिनवटा प्रश्नको मलाई जवाफ चाहियो।
1: हुन्छ हस् धन्यवाद। हामी फेरि अर्को साथीको जिज्ञासा लिएर पनि हामी समग्रमा उत्तर खोज्नु छौँ उहाँसँग। सिद्धराज बिके हुनुहुन्छ डोटीबाट। सिद्धराजजी नमस्कार, यहाँको प्रश्न जिज्ञासा के छ?
2: मेरो प्रश्न के छ भने होइन जतिखेर नेताहरू जतिखेर आउँछ नि चुनाव आइसकेपछि ठुला ठुला एजेन्डा लिएर आउनुहुन्छ र चिल्ला चिल्ला कुराहरू लिएर आउनुहुन्छ र चुनाव चुनाव भइसकेपछि मन्त्री सांसद भइसकेपछि जनताका कुराहरू कानमा त हाल्ने होइन कानमा सुन्ने तर काम काग कराउँदै जान्छ पिना सुक्दै जान्छ भन्ने जस्तो किन गर्छन् भन्ने हो होइन। अनि युवा आए पनि जे आए पनि जति जोगी आए पनि खाने चिरे भने जस्तो किन भइरहेको छ यो वास्तवमा मेरो भनाइ चाहिँ यो हुन।
1: हुन्छ धन्यवाद। त्यसै गरी अछामबाट उषा ढुङ्गानाजी हुनुहुन्छ। उषाजी
3: हजुर नमस्कार, अनि अतिथिज्यूलाई पनि नमस्कार।
1: हजुर यहाँको प्रश्न नमस्कार।
3: हजुर मेरो प्रश्न चाहिँ नेपालमा निर्वाचनलाई प्रजातन्त्रको चाडबाडको रूपमा लिने जुन प्रवृत्ति छ यसले कम गर्न नेपाली काङ्ग्रेस तर्फबाट के भइरहेको छ?
1: हुन्छ धन्यवाद। हामीले तीनजनाको प्रश्न लियौं। भोजकुमारीजीले भन्नुभएको थियो महिला सहभागिता के छ भनेर, उहाँले आफ्नो तीनवटा प्रश्न राख्नुभएको थियो। सबैभन्दा पहिले उहाँकै हामी प्रश्नको उत्तर सुनौ।
4: हजुर भोजकुमारीजी चितवनबाट आफ्नो प्रश्न राख्ने क्रममा महिलाहरूको अपाङ्गता दलितको विषयहरू उठाउनु भएको छ, घोषणा पत्र कार्यान्वयनको सन्दर्भ पनि उठाउनु भएको छ। खास गरी अहिले संविधान व्यवस्था गरेको जुन प्रावधान छ त्यो प्रावधान अनुसार अहिले संसदमा महिलाहरूको संख्या कति हुनुपर्ने, अपाङ्गहरू कति हुनुपर्ने, दलित कति हुनुपर्ने, आदिवासी जनजाति, मधेसी, मुस्लिम, यी सबै क्लस्टरहरूमा के कस्तो व्यवस्था हुन्छ, खसारी, यी सबैको सन्दर्भबाट एउटा तोकेको छ। त्यो तोकेको व्यवस्था अनुसार नै पार्टीले उम्मेद्वार बनाउने, उम्मेद्वार प्रत्यक्ष उम्मेद्वार बन्न नसकेको अवस्थामा महिलाहरूको संख्या संसदमा 33% कम्तीमा पुर्याउने सन्दर्भबाट नै काम भइरहेको छ। अपाङ्गहरूको सन्दर्भमा हालै संविधानको व्यवस्था र सँगसँगै हालै निर्वाचन आयोगले जारी गरेको निर्देशिका जुन फेरि पनि अपाङ्गता भएका साथीहरूको पटक पटक अहिले अभियान पनि चलाउनु भएको थियो। हिजो मात्र पनि निर्वाचन आयोगमा धरना प्रदर्शनहरू थियो, उहाँहरूले एउटा अन्डरस्ट्यान्डिङ बनेको छ। त्यो अनुसार अपाङ्गता भएकोहरूको पनि सबै प्रदेशमा कम्तीमा एकजना उपस्थिति गराउने भन्ने ऊ छ। त्यसै गरी यसको सन्दर्भमा पनि नेपाली काङ्ग्रेसले प्रत्येक उसबाट प्रत्येक जिल्लाहरूबाट क्षेत्रबाट अपाङ्गता भएका व्यक्तिहरूको पनि कम्तीमा एकजना एउटा जिल्लाबाट सिफारिस एउटा सिफारिस गराएको छ, कतिपय दुई तिनजना पनि सिफारिस गराएछ। यो हिसाबले प्रत्येक प्रदेशमा पनि हाम्रो अपाङ्गता भएका व्यक्तिहरूको आवाज मुखरित गर्ने गरी उहाँहरूको प्रत्यो हुने गरी एकजना कम्तीमा प्रदेशमा र संसदमा कम्तीमा एकजनाको त उपस्थिति हुने गरी यो व्यवस्था पनि गरिएको छ। र सँगसँगै उहाँले यो घोषणा पत्र कार्यान्वयनको सन्दर्भमा जुन कुरा सिद्धराजजीले पनि डोटीबाट उठाउनु भएको छ र दुईटै कुरालाई जोड्ने हो भने चुनावको बेलामा ठूला ठूला विषयहरू आउने, एजेन्डाहरू आउने, चुनाव जितेर गएपछि अथवा सरकारमा पुगेपछि यो कुरा बिर्सिने र यही कुरा घोषणा कार्यान्वयनको सन्दर्भमा घोषणा पत्र कार्यान्वयन अथवा प्रतिबद्धता पत्र हामीले जे भने पनि संकल्प पत्र जे भने पनि त्यसको सन्दर्भमा त्यसको कार्यान्वयन हुने कुराहरूमा जुन खालको हाम्रो कमजोरी देखिएको छ यो कमजोरीको पछाडि गएर दुईटा कुरा हुन्छन्। साँच्ची नै हामी आफ्नो हाम्रो आफ्नो रिसोर्स कति छ, त्यो रिसोर्स मोबिलाइजेसन गर्ने हाम्रो क्यापेसिटी कति छ, हाम्रो त्यसलाई परिचालन गर्ने छ, हाम्रो संयन्त्र कस्तो छ, यी सबै कुराहरूको ग्राउन्ड रियालिटी भन्छ नि त्यसको बारेमा वास्तविक हाम्रो आफ्नै आत्ममूल्याङ्कन स्वमूल्याङ्कन नगरे जसरी ठुल्ठुला कुरा गरिदिने र ठुल्ठुला कुरा गर्दैपछि यो पत्याइदिइहाल्छ, यो पत्याइदिएपछि हामीलाई भोट पनि त्यही अनुसारले ढङ्गमा सुइँसुइँ झरिहाल्छ भन्ने जुन मनोदशाबाट चाहिँ राजनीतिक दलहरूले यसअघि जसरी यो घोषणा पत्रहरू जसरी ल्याउने अथवा घोषणा पत्र केन्द्रबाट जारी भए पनि आफ्नो क्षेत्रमा गइसकेपछि उम्मेद्वारले जुन कुरा गरिदिने तर गरिसकेपछि पाँच वर्षसम्म कार्यान्वयनमा चाहिँ टार्दै जाने पाँच वर्षपछि अब जे त होला, म उम्मेद्वार हुँ भने फेरि अर्को बाधा के अरे बाछा गरौँ न, होइन भने अर्को आउनेलाई जे पनि गरोस् भन्ने टाइपको जुन खालको प्रवृत्ति हामीले यसअघि देख्यौँ कुराहरूलाई हामीले कार्यान्वयन गर्ने तहमा कसरी अहिलेसम्म भएका विषयहरू कसरी आएका थिए, ती विषयहरूलाई कार्यान्वयनमा कहाँ कमजोरी भएको थियो, कार्यान्वयन गर्न के गर्नु पर्दो रहेछ भन्ने सन्दर्भमा पनि हामीले स्थानीय तहको हामीले पार्टीको तर्फबाट जारी गरेको केन्द्रीय घोषणा पत्र हामीले जुन महामन्त्री गगन थापाको नेतृत्वको घोषणा पत्र मार्फत हामीले गर्ने थियौँ। यो पटक हामीले महामन्त्री विश्वप्रकाश शर्मा ज्यूको नेतृत्वमा रहेको जुन यो चाहिँ घोषणा पत्र तयारी समितिको आज साँझसम्म यो जहाँ उस आउँछ यसको टिम घोषणा हुन्छ, त्यो टिमले पनि यो पटक स्थानीय तहको भन्दा अलिक फरक ढङ्गले, यो त राष्ट्रिय रूपमा हामी कसरी हेरिरहेका छौँ, हाम्रा विकासका कुराहरूमा हामीले कसरी हाम्रो धारणा के हो, हामीले उसको सन्दर्भमा यो राजनीतिक विषयमा हाम्रो धारणा के हो, विकास सन्दर्भमा हाम्रो धारणा के हो, आज विकास भन्दै गर्दा तपाईँले हाम्रो पर्यावरणलाई हामीले चाहिँ यो इन्भाइरोमेन्टलाई हामीले चाहिँ ध्यान दिन सकेनौँ भने हामी आज भन्छौँ हामीले विकासको सन्दर्भ कुरा गर्दा तपाईँ हामीले बनाएका विकासका संरचनाहरू पूर्वाधारहरू 100 वर्ष यसको एउटा चाहिँ उस उमेर भन्नु हो भने यसको चाहिँ अवधि भन्नु हो भने 100 वर्ष यसको म्याक्सिमम् चल्ला अथवा 200 वर्ष चल्ला, 200 वर्षसम्म हामीले यो विकासका संरचनाहरू बनाउँदै गर्दा पूर्वाधार बनाउँदै गर्दा हामीले अनेक खालका प्राकृतिक दोहन गरौँला, प्राकृतिको चाहिँ लाई एक खालको चाहिँ विनाश गरेर पनि अर्को ढङ्गले तयार गरौँला, तर आज प्रकृतिमा एउटा फरक ढङ्गको जस्तो मरुभूमि भएको ठाउँमा आज हामी रुख बिरुवा रोपेर हेर्न सक्नुहुन्छ, तपाईँ हेर्नुहोस् मरुभूमि कतार खाडी राष्ट्रहरू हाम्रै गएका दाजुभाइ दिदीबहिनीहरूले त्यो कति देखिरहनुहुन्छ, तर आज हामी भएको त्यो प्राकृतिक संरचनालाई ध्वस्त बनाएर कहाँ ठुल्ठुला सडक ठुल्ठुला चाहिँ यो एयरपोर्ट बनाउने नाममा जुन संरचनाहरू के अरे भित्रको प्रकृतिले दिएको यो जुन उच्च वरदान छ त्यसलाई हामी विनाश गरिरहेका छौँ, तर आज सोचौँ हामी हिजोको यो पृथ्वीको उत्पत्ति भएदेखि आज पृथ्वीको उत्पत्ति भएदेखि आज सन् 2022 अथवा 2079 सालसम्म आइपुग्दा यो कति अरब वर्षको यसको इतिहास, यो सन् यो आइपुग्दै गर्दा आज यो पृथ्वीको जुन हाम्रो जति वेट छ त्योभन्दा बढी वेट चाहिँ मानव निर्मित यी सामान जस्तो अहिले हामी कुरा गरिरहेको यो रेडियोको होला घरको होला टेलिभिजनको होला यी ल्यापटप होला यी यस्ता जति पनि हामीले संरचना बनाएका छौँ, यी चाहिँ एयरपोर्ट अनि उसका चाहिँ पानी जहाज यस्ता जति पनि छन् यस्ता सामानहरूको वेट चाहिँ आज पृथ्वीको वेट भन्दा बढी भइसक्यो अरे, भनेको मतलब पृथ्वीको वेट भन्दा बढी भइसक्यो, हामीले दोहन गरिरहेका छौँ, हामीले पेट्रोलियम पदार्थ निकालेका छौँ, फलाम निकालेका छौँ, सुन निकालेका छौँ, प्रकृतिबाट सब कुरा निकालिरहेका छौँ, तपाईँको चाहिँ यहाँ माटो निकालेर सिमेन्ट बनाइरहेको छ, ढुङ्गा फोडेर घर बनाइरहेको छ, यी सबै कुरा, तर हामीले हाम्रो प्रकृतिलाई हामीले बचाएर राख्न सकेनौँ भने हाम्रो यो पृथ्वी कति समयसम्म अझ जान्छ नि त, हाम्रो आउने पुस्ताहरू कति लामो समयसम्म जान्छ, तर हामीले आज विकासका नाममा 5 वर्ष पनि हेरेका छैनौँ, हामीले बनाएका संरचनाहरू आज हेर्नुहोस् काठमाडौँमा नदी हराएको छ, काठमाडौँमा यहाँ खोला हराएको छ, भोलि यो प्रकृतिले आफ्नो स्वरूपमा फर्क्यो भने यो हालत के हुन्छ, हामीले अहिले कम्ती 50 वर्ष 100 वर्ष पछाडिको म्याक्सिमम् सोच्यौँ, तर त्यो 50 वर्ष 100 वर्ष पनि सोच्यौँ, हामीले 5 महिना 1 वर्ष 2 वर्ष 5 वर्षको मात्र सोच्यौँ, तर आजको यो सन्तान दर्शन्तानहरू जो छ भोलिका उनका पनि सन्तान दर्शन्तान आउँछ, तिनलाई हामीले सोचेर त्यो कार्यान्वयन गर्ने, तिनका लागि पनि हाम्रो यो पृथ्वी हो, उनका लागि पनि यो पृथ्वी हामीले छोडेर जानुपर्छ भन्ने ढङ्गले हेर्ने हो भने यो पृथ्वीलाई राम्रो ढङ्गले छोड्नका लागि अब हावादारी गफ गरेर पनि हुँदैन, आउने सन्तान दर्शन्तानको भविष्यलाई हेरेर हामीले योजना बनाउनुपर्छ, योजना कार्यान्वयन गर्न त्यो हुन्छ नि खालि त्यो चाहिँ आकाशको तारा झारिदिने गफ गरेर पनि हुँदैन, त्यो सन्दर्भबाट आम नागरिकलाई भरोसा दिलाउने खालका कुरा गर्न जरुरी छ, त्यस सन्दर्भबाट पनि अहिले हामीले यो घोषणा पत्र त्यही अनुसार बनाउनुपर्छ भन्ने लागिरहेको छ, र सँगसँगै यो निर्वाचन अहिले उषाजीले भन्नुभयो यो चाडबाडकै रूपमा हामीले चाडबाडकै आसपासमा फेरि यो चुनाव पनि छ, हामी दसैँ तिहार छठ लगायतका पर्वहरू हाम्रो सकिने बित्तिकै हाम्रो चुनाव छ, यो चुनावकै यो चाडबाडकै माहौलको बिचमा चुनावी माहौल पनि आइरहेको छ, यसपालि दसैँ तिहार पनि आशीर्वाद दिने लिने क्रममा पनि यो चुनावी माहौलबाटै होला भन्ने लाग्छ, देउसी भैलो खेल्ने क्रममा पनि यसपालि धेरै जसो यही माहौलमै जान्छ जस्तो लागिरहेको छ, त्यसैले यो चाडबाडको माहौल बीचबाटै एउटा सौहार्दपूर्ण रूपमा एउटा स्वस्थ प्रतिस्पर्धाको भावनाबाट यसपालि चुनाव गर्ने समयमा हामी देशभरिका सबै राजनीतिक दलका आम नेता कार्यकर्ताहरू आम मतदाताहरू यसैमा हुनुहुन्छ भन्ने मलाई विश्वास छ।
1: हजुर, अब बर्दियाबाट हुनुहुन्छ रामबहादुर पुलामीजी, उहाँको प्रश्न हामी सुन्छौं। हेलो, नमस्कार।
5: नमस्कार हजुर,
1: हजुर यहाँको प्रश्न चाहिँ के छ?
5: मेरो चाहिँ हाम्रो अतिथि अजय बाबु शिवापट्टि, उहाँ चाहिँ नेपाली काङ्ग्रेसको हुनुहुन्छ, मैले उहाँलाई चाहिँ प्रश्न सोध्न गरेको छु। अतिथिज्यू नमस्कार है। नमस्कार।
4: नमस्कार।
5: हेलो हजुर।
4: जी नमस्कार।
5: नमस्कार, अनि मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, होइन, तपाईँहरूको पार्टी बिपीदेखि गिर्जा, गिर्जादेखि शेरबहादुर, बिपीदेखि गिर्जा, गिर्जादेखि सुशील, सुशील हुँदै शेरबहादुरसम्म सत्तामा रहँदा तपाईँहरूको पार्टीले अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम किन ल्याउन सकेन? मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी हामी अर्को साथीको प्रश्न लिएर अनि समग्रमा उत्तर लिने प्रयास गर्नेछौ। बागलुङबाट अनमोल खत्री हुनुहुन्छ। अनमोलजी नमस्कार।
6: हजुर नमस्कार।
1: हजुर, यहाँको प्रश्न जिज्ञासा के छ?
6: हाम्रो अतिथिज्यूलाई पनि मेरो नमस्कार।
4: नमस्कार अनमोलजी,
6: यो मेरो प्रश्न के छ भन्दा, यो जुन नेपाली काङ्ग्रेस एउटा नीति र सिद्धान्त भएको पार्टी होइन, र विशेष गरी अहिले गठबन्धन गर्नुपर्ने आवश्यकता किन देखियो? गठबन्धन गरेर एक्लै जाँदा हुन्थेन र अर्को प्रश्न के छ भन्दा, सबैलाई समानुपातिक सहभागितामा जो दिने भन्छ नेपाली काङ्ग्रेसले, काङ्ग्रेसले पार्टीमा पनि धेरै गुटबन्दीहरू छ र गुटबन्दीलाई हटाएर एकताबद्ध भएर चुनावमा जानको लागि नेपाली काङ्ग्रेस कतिको सक्षम छ भन्ने मेरो प्रश्न।
1: हस्, धन्यवाद। सबैभन्दा पहिले हामी अनमोल खत्रीको प्रश्नको जवाफ लिन्छौ।
4: रामलजी र अनमोलजी दुवैजनाले महत्वपूर्ण प्रश्न राख्नुभएको छ, उहाँ दुवैजनालाई धन्यवाद। खास गरी अनमोलजीले राख्नुभएको प्रश्न, गठबन्धनको आवश्यकता किन पर्यो भन्नेबाट सुरु गर्नुभएको छ। वास्तवमा हामी यो गठबन्धन 2074 सालको जुन आम निर्वाचन थियो, आम निर्वाचनको बेला नेपाली काङ्ग्रेस दोस्रो ठूलो दलको रूपमा थियो। खास गरी नेकपा बनेपछि जुन एमाले र माओवादी मिलेर जुन गठबन्धन बनेको, त्यो हिसाबले हामी एउटा प्रतिपक्षीय भूमिकामा मात्रै थियौँ र प्रतिपक्षीय भूमिकामा आफ्नो उसहरूलाई, एजेन्डाहरूलाई स्थापित गर्दै आएका थियौँ, राख्दै आएका थियौँ। तर त्यो करिब दुई तिहाईको भार बोकेको नेकपा त्यो भारी बोकेर हिँड्न सक्ने अवस्थामा रहेन। आफूभित्रकै अन्तर्द्वन्द, त्यहाँभित्रको चाहिँ हुन्छ नि, त्यहाँभित्रको सङ्घर्ष, शक्ति सङ्घर्षको परिणाम हामी देख्यौँ र त्यो दुईटा पार्टी बनेर एउटा पार्टी, दुईटा पार्टी मिलेर एउटा पार्टी बनेको थियो, छुट्दाखेरि चारवटा पार्टी बन्ने अवस्था फेरि बन्यो। अहिले यो चारवटा पार्टी बन्दै गर्दा त्यहाँभित्रको कहीँ न कहीँ हामी देख्छौँ, जसले त्यहाँ नेतृत्व गरेको छ, नेतृत्वमा पलाएको जुन अहम भाव छ, नेतृत्वमा उत्पन्न भएको अधिनायकवादी सोच छ, त्यो अधिनायकवादको परिणाम त्यो पार्टी टुट्ने अवस्थामा पुग्यो। त्यो पार्टी टुट्दै गर्दा टुट्ने क्रममा उहाँहरूभित्रको अन्तर सङ्घर्षको हामीलाई खास पार्टीगत हिसाबले हाम्रो त्यो चासोको विषय होइन, तर उहाँहरूको अन्तर सङ्घर्षको परिणाम हाम्रो संसदीय अभ्यास, हाम्रो लोकतन्त्र, हाम्रो यो शासन व्यवस्थामा नै पर्ने अवस्था भयो। कहीँ न कहीँ त्यो अधिनायकवादले, अधिनायकवादको सोचले संसद दुईपटक भङ्ग गर्ने, यो लोकतन्त्र नै धरापमा पर्ने अवस्था जुन सिर्जना भयो, त्यसको कारण स्वयं यो तत्कालीन नेकपामा रहेका जुन साथीहरू हुनुहुन्थ्यो, उहाँहरूको पार्टीका नेतृत्वहरू हुनुहुन्थ्यो, उहाँहरू नयाँ फेरि पुरानै पार्टी बनाएर फर्किने र उहाँहरूले नै यो गठबन्धनको नेतृत्व गरेर सरकारको नेतृत्व गर्नलाई नेपाली काङ्ग्रेसलाई गरेको आग्रहपछि वास्तवमा यो नयाँ गठबन्धन भएको। यो कुरालाई अब आफ्नो भाषामा जे जे भने पनि परिस्थिति हामी बुझेका छौँ र यही नै अवस्था हो। त्यसरी यो गठबन्धनको आवश्यकता फेरि पनि जुन परिस्थितिबाट यो गठबन्धन भनेको त्यसैलाई निरन्तरता दिने क्रममा यो गठबन्धन आजसम्म जारी छ र यो निर्वाचनसम्म होइन, निर्वाचन पछिको परिणामपछि पनि जारी रहन्छ भन्ने कुरा नेतृत्व तहले जसरी सार्वजनिक रूपमा भनिरहेको छ, त्यो हिसाबले यो गठबन्धनको आवश्यकता छ। तर यो गठबन्धन गर्दै गर्दा एक्लै पनि जान सकिँदैन थियो त भन्ने सन्दर्भ थिएन भने, नेपाली काङ्ग्रेस हिजो नेकपा एमाले र माओवादी मिल्दै गर्दा पनि एक्लै गएको हो, हामीले एक खालको हामीले परिणाम लिएर आएकै हौँ, तर हामी एक्लै जाने कुरामा अहिले पनि उस गरेको, खुट्टा कमाएको अथवा डराएको अवस्था होइन, तर अहिले हामी जुन परिस्थितिबाट यो गठबन्धन बनेको थियो त्यसको आवश्यकता र औचित्य अझै नसकिएको कारण हामी गठबन्धनमा छौँ भन्ने कुरा बुझ्नका लागि म अनमोलजीलाई आग्रह गर्छु र अनमोलजी मार्फत आम श्रोताहरूलाई पनि आग्रह गर्छु। उहाँले अर्को एउटा कुरा पनि गर्नुभएको छ, खास गरी पार्टीभित्र गुटबन्दी गर्ने, गुटबन्दीको कुरा गर्नुभएको छ। वास्तवमा एउटा विचारसँग जोडिएर एउटा पार्टीमा आबद्ध भइसकेपछि र पार्टीभित्रको त्यो नेतृत्व गर्ने क्रममा गुटबन्दी अथवा पार्टीभित्र समाहित भएर काम गर्ने कारण गुटबन्दी नहुनुपर्ने हो। गुटबन्दी गर्ने भने अर्को पार्टीमा गए भइहाल्थ्यो भन्ने कुरा हेऱ्यो भने, तर एउटै घरभित्र, हामी एउटै घरभित्रै रहँदै गर्दा कहिलेकाहीँ हाम्रो आफ्नै मनभित्र त कहिलेकाहीँ त्यो चाहिँ यो गरौँ कि त्यो गरौँ भन्ने, अथवा यो यो बाटो ठिक होला कि त्यो बाटो ठिक होला भन्ने खालको चाहिँ मनभित्र पनि दुविधा उत्पन्न हुन्छ। त्यो दुविधाले कहिले हामीलाई एकतिर पुर्याउँछ, कहिले हामीलाई अर्कोतिर पुर्याउँछ। हाम्रै निर्णय हामीले आफूलाई फर्केर हेऱ्यौँ भने हामी प्रत्येक नागरिकले हामीले गरेको त्यो कुनै निर्णय कुनै समयमा कहिले काहीँ त्यसमा समीक्षा गर्यो भने कहिले काहीँ त्यो ठिक थिएन कि भनेको जस्तो लाग्छ। भनेको व्यक्तिभित्रै स्वयंता त्यस्तो हुन्छ, भनेको एउटा पार्टीभित्र एउटा घरभित्रै पनि कहिले काहीँ हामी आफ्नो बुवाको कुरा चित्त बुझ्दा बुवातिर लाग्छौँ, आमाको कुरा कहिले चित्त बुझ्दा आमातिर लाग्छ, कहिले दाजुभाइको बिचमै कुरा दिदीबहिनीको बिचमा कुरा आउँदा कहिले यतातिर कहिले उतातिर, यसलाई हामीले गुटबन्दीको रूपमा भन्दा पनि एउटा कुन त्यहाँ पार्टीको वैचारिक रूपमा हामी एक ठाउँमा उभियो पनि कुन त्यो लाइन चाहिँ ठिक छ अहिलेको सन्दर्भमा भन्ने, कुन त्यो एजेन्डा चाहिँ ठिक छ भन्ने कुरा सन्दर्भमा कहिलेकाहीँ हाम्रो त्यो गुटबन्दी हुन्छ। तर यो गुटबन्दी चाहिँ स्थायी हुनुहुन्न, यो गुटबन्दीले चाहिँ पार्टीलाई जुन किसिमले खोक्रो बनाउँछ यसलाई एजेन्डाको हिसाबले गुटबन्दीहरू कहिले हुन्छ, नेतृत्व चयन गर्ने सन्दर्भमा पनि गुटबन्दी हुन्छ, तर त्यो स्थायी हुनु हुँदैन थियो।
1: हजुर, अब हामीसँग समय छोटो छ, हामी रामबहादुरजीको प्रश्नको उत्तर लिएर विदा माग्नु पर्ने बेला हुन्छ। उहाँले चाहिँ अब
4: रामबहादुरजी म धन्यवाद इन्द्र सराजी रामबहादुरजी, जुन सामाजिक सुरक्षाको सन्दर्भमा कुरा उठाउनु भएको छ, सामाजिक सुरक्षाको विषय आम नागरिकहरूलाई आखिर हामीले अहिले बुझेको सामाजिक सुरक्षा भनेको चाहिँ त्यो राज्यको कोषबाट पैसा दिने मात्रले सामाजिक सुरक्षाको रूपमा बुझ्नु भएन। सामाजिक सुरक्षा भनेको हामीले हेर्नुहोस् 48 सालमा जब प्रजातन्त्र पुनस्थापन भयो त्यसपछि हामीले आम नागरिकहरूलाई स्वास्थ्य र शिक्षामा पहुँच पुर्याउनका लागि प्रत्येक गाउँ विकास समितिमा स्वास्थ्य चौकीको पुर्यायौँ नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले। तपाईँको शिक्षाको प्राथमिक विद्यालयहरू पहिला कति टाढो टाढो गरेर पढ्नु त्यो शिक्षा प्रत्येक गाउँ विकास समितिमा एउटा माध्यमिक विद्यालय खोल्ने, त्यसपछि त्यहाँको प्राथमिक तहको विद्यालय र टोल स्तरमा प्राथमिक विद्यालय खोल्ने कुरा त्यहाँबाट सुरु भएको, त्यसपछि तपाईँको अहिले बिस्तारै कसको पालना सुरु भयो कसको पालना के भयो भन्दाखेरि पनि त्यो अहिले सामाजिक सुरक्षाको विषय जस्तो हाम्रो सामाजिक सुरक्षा भत्ताहरू लगायतको विषयहरू जे छ, अहिले बिमाका कुराहरू जे छ, अहिले तपाईँ स्वास्थ्य बिमाका कुराहरू जुन ढङ्गले आएको छ, तपाईँको स्वास्थ्य बिमा पनि विभिन्न घातक रोग लागेका व्यक्तिहरूको सन्दर्भमा जस्तै यस्तै रोगहरू लाग्दै गर्दा मान्छे अपाङ्गता हुने अवस्था पनि छ, अरू अरू कारण पनि अपाङ्ग हुन्छ, जन्मजात अपाङ्गता भएका व्यक्तिहरू पनि छ, तर त्यस्तो व्यक्तिहरूलाई कसरी बढीभन्दा बढी लाभान्वित बनाउने, बढीभन्दा बढी राज्यको मूल प्रवाहमा जोड्ने, यी सबै कुराहरूको सन्दर्भमा नेपाली काङ्ग्रेसले आफ्नो स्थापना कालदेखि नै काम गरिरहेको छ भने यो जब आफ्नो कार्यान्वयन गर्ने तहमा पुगेको छ त्यो बेलामा पनि यो वर्गलाई यो समुदायलाई जस्तो ज्येष्ठ नागरिकहरूलाई यो कुरामा बिछेको छैन। अहिले पनि 68 वर्षको कुरा अस्ति हामीले घोषणा पत्रमा जे भनेका थियौँ स्थानीय तहमा त्यसलाई 68 वर्ष जारिएको छ। सामाजिक सुरक्षाको सन्दर्भमा चाहिँ अपाङ्ग उसको सन्दर्भमा सुकेरी महिलाहरूको 5,000 दिने विषयदेखि लिएर किनभने यी यस्ता विषयहरू आम नागरिकको चासोको विषयहरू जे छ, आम नागरिकले यसो गर्दै हुन्थ्यो पार्टीले भन्ने जुन विषय एजेन्डाहरू छ ती विषयहरू र एजेन्डाहरूलाई नेपाली काङ्ग्रेसले बिर्सिएको छैन र बिर्सिनु हुँदैन। ती विषयहरूलाई हाम्रो घोषणा पत्रमा मात्र होइन कार्यान्वयन तहमा पनि पुर्याउँदै गएको छौँ र यसबाट आम नागरिक लाभान्वित पनि भइरहेको हामीले महसुस गरेका छौँ र नपुगेका कुराहरू पनि हामी आगामी दिनमा तपाईँहरू जस्तै साथीहरूको कुरा रामबारजी यहाँ जस्तै आम हामी नागरिकको कुरा चाहिँ समेट्दै अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु।
1: हजुर, यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भएर। निर्वाचनमा अब काँग्रेस कसरी जान्छ, कसरी अब के मुद्दा काँग्रेसले लिएर जान्छ भन्ने विषयमा जानकारी गराइदिनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
4: धेरै धेरै धन्यवाद इन्द्र सराजी यहाँलाई पनि र एन्टिना फाउन्डेसन नेपाललाई पनि धेरै धेरै धन्यवाद।
1: हजुर, नेपाल चौतारीमा आज हामीले मंगिर 4 को निर्वाचनको लागि नेपाली काँग्रेसले गरिरहेको तयारीका विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर निर्वाचनको तयारीका लागि पार्टीले गरिरहेको कामबारे जानकारी गराइदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद, अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हवस्त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 बजे हामी आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्र सराखा खड्का पनि विदा हुन्छु। तपाईको आजको दिन शुभ रहोस्। नमस्कार।

0: नमस्कार, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा यहाँहरूलाई स्वागत छ। रोपेगुना फलको पहिलो सिजन तपाईँले सम्झिरहनु भएको नै होला। जगत, ललिता, लजुका बारेमा जान्न मन लागिरहेको नै होला। एउटा कुरा भनौँ, अहिले जगत र ललिताको परिवार बस्तीपुरबाट माझकोट पुगेको छ। नयाँ ठाउँ, नयाँ परिवेश अनि त्यहाँ उनीहरूका नयाँ छिमेकी साथीहरू पनि छन्। कथामा बड्डाचौर र विलासनगर पनि थपिएका छन्। बड्डाचौरमा कविता लेखनमा औधि रुचि भएकी कुसुम र उनको परिवारको बारेमा पनि तपाईँले थाहा पाउनुहुनेछ भने विलासनगरमा आयुष, रोजिना, खुसबु र किशन जस्ता किशोर किशोरीका रमाइला कथाहरू पनि सुन्न सकिनेछ। अब लागौं धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईको पहिलो अङ्क सुन्नतर्फ।
1: ल हेर, भन्दा भन्दै पोखिहाल्यो। काम गर्न त फिटिक्कै दिने होइन यो बिरालोले। उता जा, जता गए उतै गएर हैरान पार्छ। उत्सव पनि कहाँ गएको हो के भनेदेखि? बरु यो बिरालो जतिखेर नि घरमै बस्छ, छोरो चाहिँ लखर लखर माझकोट बजार डुल्दैमा फुर्सदै छैन। उत्सव, ओए उत्सव, के भनेदेखि अहिले कहाँ गएछ? एकछिन अगाडि त ती मोबाइलमा घुसी मुटो लगाइरहेको थियो। उत्सव,
2: हजुर हजुर,
1: यहाँ आइजाऊ न भने।
2: आइरहेको छु त आमा। पनि अब घरमै भएको मान्छेलाई बोलाउँदा नि उफ्री उफ्रिकन बोलाउनु पर्छ त।
1: नकारा, यहाँ पुरेत बाजेको सिधा चामल उठाइदिन लागेको, ढाड दुखेर फक्क भइसके। यति उठाइदिए त हुने नि।
2: आमा छोरा टक्क लाएर बात मार लाग्यो बेला म्याउ म्याउ गर्छ त। अहिले एक ला त तर भुँडोला कटाइदिन्छ नि थाहा हुन्छ।
3: इन्दु प्रसाद,
2: ए तिमीले पनि ल्याएको? म आइहाल्थेँ नि।
3: आमा तपाईँले पनि प्रसाद खाइहाल्यो भने नि।
1: अहिले पर्दैन, यति सकाउँछ अनि खामला।
2: ल, अचार पनि ट्वाक्क रहेछ, फुरौला पनि गजब छ, तर यो सेल चाहिँ ठ्याक्कै यही बिरालोको कान जस्तो।
3: जस दिन कहिल्यै जान्ने छैन है,
2: तर जे होस् मिठो चाहिँ छ है।
1: पुरेत बाजे जानुभयो?
3: अँ, खाइवरी जानुभयो आमा।
1: रमा, को को आए, को को बाँकी छन्?
3: हिमा, नैना आन्टी, लालु काका आउनुभयो, कोही भान्सामै हुनुहुन्छ।
1: ए,
2: अनि जगदाले त देख्दैन त?
3: उहाँहरू आउनु भएको छैन, ती तल भएर पनि कति ढिला गरे होला।
1: हेर न, अचार खाँदा खाँदा उफ्रेको, हेरेर खानु पर्दैन।
2: अब खुर्सानीको ढेडी नै चपाए त
3: त्यति साह्रो पिरो पनि छैन है।
2: छैन नि, कहाँ पिरो हुन्थ्यो त, मान्छेको कानै रातो भइसक्यो, रातो खुर्सानीको जस्तै। आमा ल्याउन, त्यहाँ दुनामा चिनी घिउहरू छैन, पुरीले छोड्या ल्याउन त।
1: रोटी फुलौरा के ल्याइदिउँ?
2: पर्दैन भयो, बल्ल
1: साँच्चै हो? ल ल, त्यसो भए म भान्सामा गएँ है।
2: हेर त, यो दुनामा भएको पैसा पुरीतवाला दिने बिर्सी है क्या हो?
1: होइन होइन, कन्या केटीहरूको लागि दक्षिणा दिन ठिक पारेकी थिएँ।
2: ए, हेलो, अँ हिक्मत, भन् त, सालिक चोकमै छस्? ल ल, म आइहालेँ है त।
1: पर्या छैन कहीँ जान, कमसे कम आजको दिन त घरमै बस।
2: ए, म त छतमै आइपुगेँ त। आमा छोरा के गर्दै हुनुहुन्छ कुन्नी? के गर्नु र जग्गा दाई, अब तपाईँलाई पर्खेर बसिरहे नि। होइन जग्गा दाई, तपाईँलाई त्यही भुइँतलाबाट माथि आउन पनि कत्रो टाइम लाग्यो हो।
4: त्यही त हो नि, बच्चाहरूको होमवर्क भन्यो के भन्यो।
2: जग्गा दाई, ल यहाँ बस्दै गरौँ है त, म प्रसाद लिएर आइहाल्छु।
1: खै त जगत बाबु, ललिता नानीहरूलाई किन नल्याएको?
4: ललिता अफिसबाट आएकी छैन आन्टी, नानीहरू होमवर्क गर्दैछन्। फेरि भर्खरै अनलाइन क्लास पनि सके, अब ललिता आएपछि आउलान् सबैजना।
2: जग्गा दाई, ल प्रसाद लिनुहोस्। अब सेलरोटीको आकार चाहिँ अलिक गडबड छ है दाजु।
4: मिठो छ त, मलाई त एकदम मन पऱ्यो है।
2: हो र,
1: के भनेदेखि नि बाबु, यस्ता सेललाई त राम्रो र मिठो भन्नुहुन्छ भने मैले बना सेल देख्नु भयो र खानुभयो भने के भन्नुहुन्थ्यो होला? मेरा पाला निमकली खत्रीले बनाएको सेलको चर्चा यो माझकोटमा मात्र होइन, वरिपरिका सबै गाउँलाई थाहा थियो
4: है। आन्टी,
1: अनि त के भनेदेखि नि जगत बाबु, अब पहिलेको जमाना अर्कै थियो क्या?
5: त्यही त नि आमा, अब उहाँ नै छ नि, सुका किलो घिउ थियो, खाइलाग्दो जिउ थियो।
1: हेर्नु त जगत बाबु, छोर छोरीको बाउ भएर पनि यो उत्सव।
6: आमा, सन्देशका बा, तर बोलाउनु बाबु।

0: सुन भएको छु
1: ए थाहै छैन
0: के भयो ड्यागी सर आउनु भएको हो
1: हाई अर्को महाटर छेरी शुक्रबार क्यारी मार्न छोडेर आउँछ होला नि ड्यागी सर आरामले जाँदा हुन्छ
2: आयो भने नि कति न
1: आयो के भयो त भागिन्छ नि कुटुङटुङ लाएर त्यो भुडेसाले हामीलाई समात्न सकेको त्यही त पर्सि स्कुल जानु पर्दैन कस्तो डराएको के हो तनु के गर्छ न त्यो सरले
3: तेरो पो म्याथ राम्रो छ र माया गर्छ मलाई त देखी सहँदैन
1: हे खैले लौ रे त के भन्यो भने उसकै बुढीले आरू खान मन लागे झारेर खाऊ भनेको छ भनौँला नि त छ्याक यो ठुलो लौरोले भेट्ला कि भनेको झन् भेट्दै भेट्दैन रहेछ योभन्दा अलि ठुलो लौरो छैन
2: लौरो त छैन गौरी हातमा ढुङ्गा छ अलिक उता सर त खै
3: ठुलो ढुङ्गा छ तनु
2: आरूमा
3: अहिले कसैलाई लाग्यो भने
2: अब के गर्ने त लौरोले भेट्दैन रुख चढ्न सकिँदैन
3: खैरौँ कति भएको छ
2: यी यति त हो नि आहा यसमा चट्ट नुन खोर्सानी चोपेर खान पाए त कस्तो मिठो हुन्थ्यो है
1: अर्को शुक्रबारदेखि नुन खोर्सानी पनि ल्याउनु पर्छ है
3: कस्तो अर्को शुक्रबार
1: ल यो समाचार
3: ल खाओ
2: आमामामा नुन खोर्सानी बोकेरै आथिस
1: यो कुसुम पनि तालकी छे के मात्र बोकेर हिँड्छ हिँड्छ
3: के गर्नु त पढाएको बेला कहिले काहीँ निन्द्रा लाग्छ त अनि ट्वाक्क नुन खुर्सानी चाट्यो निन्द्रा चैट कस्तो रसिलो है आरू
2: कस्तो पिरो रहेछ खुर्सानी त
3: मजा आउने पिरो छैन त
1: तल आयो मजा मेरो त आँखाबाट आँसु आयो
2: म त पिरो खानै सक्दिनँ हाम्रो साथीहरूमध्ये त कुसुम मात्र होला पिरो खान सक्ने
1: होइन कञ्चनले नि खान्छ नि कुसुम जस्तै
2: ए हो कञ्चनले पनि त खान्छ नि ए साँच्ची कञ्चनले आज स्कुलमा क्या राम्रो नाचेको है
3: मैले पनि राम्रो नाच्छ भनेर सुनेको तर देखाएको थिएन राम्रो नाच्दिरहेछ किन आज
1: होइन आज सबभन्दा राम्रो त अझै नै नाचेको थियो नि
2: भ्यागुता उफ्रिया जस्तो
1: कसै नाचा थियो अरे पक्कै म देखाउँछु कसले देला धन मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन फेरि देखाउ
3: पर्दैन पर्दैन पुग्यो
1: अझैको कन्फिडेन्स चाहिँ मान्नै पर्छ कि
2: कन्फिडेन्स त कुसुमको पनि त राम्रो थियो नि कविता पढ्दा
1: पढ्नमा लास्ट भयो भने कवितामा चाहिँ फर्स्ट थियो है हाम्रो कुसुम
3: बढी नबोले
1: हस् कविज्यू माफ पाऊ
2: हरिशले कस्तो राम्रो गीत गाउन थालेको है आज भोलि सुनिरहेछ
1: कुसुम के भन्दैछ तनु
3: नजिस्कानु अरू बाँकी छैन सक्यो त टिपियो त अरू
2: अब त भेट्न नि पर्यो नि भेट्ने जति सबै टिपिहाल्यौँ
3: पकाइ त म चढ्छु रुखमा
1: फ्रक लगाएर रुख चढ्ने
3: के भयो त तिमीहरू अरू मान्छे आउँछ कि हेर भइहाल्यो नि
2: भयो कुसुम लड्लिस् फेरि
3: लड्दिनँ के
1: कुसुम कुसुम हो त्यो चिज तैँले हेर त त्यो त समयराको हाँगामा नि छ हेर त कत्रो ठुलो छ हेर त
2: सँगै अर्को पनि छ हेर त
1: कतापट्टि बायाँपट्टि हेर्न
2: ओइ गौरी ओइ गौरी टाङ्गे चलाए जस्तो छ अब के गर्ने
1: ल कुसुम कुसुम तल धर तल
2: हाम पाल्न छिटो
1: ल कुसुम त्यो त सब सच्याति छ अब के गर्ने
2: यो पनि
4: ए लौ लौ लौ लौ लौ न धन्न लोडेर हेर रजिना ला पोलमा झन्डै ठोकिएन ए रजिना अलि विचार गरेर खेल है
5: होइन के साह्रो के हो तेरो के हो केटो
4: हे नकरा न मुला अहिले ऊ खेलाडी हो म उसको ठुलो फ्यान हो हेले चिप्स
5: ए यति त थियो यहाँ बिहानैदेखि पानी नखाइकन आएर छु
4: त्यही त म त एका बिहानै मासु भात खाएर आएको होला नि होइन के साह्रो गर्ने भएको है यहाँ छायामा बसेर हेर्दा त यस्तो छ बिचरा उता खेल्नेलाई कस्तो होला
5: अब धेरै माया लागेको भए उतै गएर पङ्खा हामकै भइगयो त यसो चिसो चिसो पानी सानी दिनु
4: ल परेको छैन है बेटा यति साह्रो पनि बरु रोजिनालाई चाहिँ हम्किदियो कि जस्तो लाग्छ बेला बखतमा।
5: अरे अरे अरे अरे रोजिना नै किन नि, मनमा लड्डु फुट्दैछ कि क्या हो, चालु नै हो कि क्या ब्रो पनि?
4: मैले त राम्रो खेलाडी हो मात्र भन्न खोजेको, तँ चाहिँ कहाँको कुरा लगेर कहाँ जोड्छस् गाँठे?
5: बुझ्दैछु है म तेरो चाल ढाल, अस्ति स्पोर्टको कुरा गर्दा त भलिबल मन पर्दैन भन्थ्यो, आजकल खुब इन्ट्रेस्ट दिन थालेछ किन भन्या त कुरो यस्तो पो रहेछ। के हो
4: धेरै बिल्ला नहान कि सन्, तैँले चाहिँ किन हेरिरहेको छस् त त्यसो भए?
5: यस्तो आँखालाई रमिता नि,
4: तँलाई आँखाको रमिता
5: हातै चाहिँ नहाल न,
4: अनि के चाहिँ पाए त्यही भन्छस् त?
5: तँ टेन्सन नले न आयुष, मैले रोजनालाई मात्रै हेर्ने भनेको होइन अरू केही।
4: त पनि अचेल बिग्रिस किसन, ओ कस्तो दामी हानी यार, ए सुपर।
5: ल ल ल हेर जोस निकालेको। आयुष एउटा कुरा कि, यो खेलाडी केटीको चाहिँ पछि नलागेकै राम्रो बुझिस्?
4: ल किन नि, के हुन्छ र कुरा पनि के हो तेरो यार?
5: अब केटीसँग बोल्न छेउ पर्न मरे जस्तै गर्ने मान्छे त
4: म, त्यस्तै छु बुझिस् बड्डा, केही चेन्ज भएको छैन।
5: तँलाई केटीसँग डराउने रोग लागेको छ कि क्या हो?
4: त्यति भस्मै नि होइन है, भन्न पाए भन्दैमा।
5: ए ओए ओए ओए ओए आयुष, तँलाई टिप्स चाहिएको भए चाहिँ कट्टु दाईसँग लिए भइगयो त।
4: के कट्टु सट्टु भनेर आने, यतै आउँदैछ नि दाई त।
6: कस्तो शीतल भयो। अनि तिमीहरू चाहिँ के भुराभुरी जस्तो चिप्स टोकेर बसिरहने, यसरी चिसो पानी पो खानुपर्छ राति हर र हुने गरी।
5: विवेक दाई पानी खानु न।
6: ला समा भने अलि उता सर।
4: ओ किसन अलिकति मलाई पनि राख्दै त्यहाँ पानी बाँकी, फेरि पायो भन्दा सबै खाने होइन फेरि।
6: अकाले दिएको पानीमा पनि के बाँच्छ हो तिमीहरू?
5: अनि
6: खाजा खाइसक्यो तिमीहरूले?
5: छैन दाई, यहाँ आयुष सरलाई रोजिनालाई हेर्नै ठिक्क छ। विवेक दाई आयुषले रोजिनालाई
4: के भनेर नचाहिँदो कुरा, चुला गेमहरू पारी
5: देख्नु भने दाई, एउटी केटी के मन पराउन थाले थियो उसलाई पुरै कलेज हरा भरा लाग्न थालेछ।
6: ए ल नयाँ कुरा पो सुन्नमा आयो त यार। तर
5: तर के दाई,
6: तर त्यसले यसलाई भाउ दिन्छ जस्तो चाहिँ लाग्दैन है मलाई, निकैले ट्राई गरेर छोड्या हुन्।
4: खास त्यस्तो केही पनि होइन दाई।
5: त्यो त तेरो अनुहारले बताइरहेछ नि, हो कि होइन विवेक दाई?
6: आफ्नो आफ्नो हेरा यो केटा हो, मलाई त त्यो रोजिनाको साथी पूजा छ नि,
4: दाई त्यो त्यो पूजा
6: त्यसको फिगर सोलिड लाग्छ यार।
5: है विवेक दाई पूजाको बारेमा जेपिटी नभन्नु है।
6: ल त्यो चाहिँ को हो र?
5: मैले भनिदिएको छु नि फेरि।
6: ओए किशोर कसा थर्काएको तैँले,
5: हात चाहिँ नहाल्नु है दाई, म त्यसै छोड्दिनँ नि फेरि।
6: जा के गर्छस् गर, तैँले नि मेरो एउटा रौ पनि हल्लाउन सक्दैनस् बुझिस्?
7: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 47 म त यस्तो चिस्तै भएछु
2: मलाई पनि त बिदा नि तिमीले एकैछिन यहीँ बस्छौ अनि बस्दा बस्दै सिकिहाल्छु नि
1: यहाँ भन्दा नि उता चाहिँ बसौँ न त्यहाँ बस्नलाई पनि त्यस्तो मिलेको ठाउँ रहेछ ल म चाहिँ बसेँ
2: खै थोरै सर नि त
1: ल आयुष तिमी यहाँ पहिला पनि आएको थियो
2: एकपटक आएको थियो साथीहरूसँग ग्वार खोलामा घुम्न जाने भनेपछि त यतै हो सबै
1: को साथीसँग आएको केटा साथी हो कि केटी हो
2: कस्तो कुरा गरे होला केटी साथी लिएर आयो होला जस्तो लाग्छ तिमीलाई
1: अहिलेको केटाहरूको के भर कुरा एउटा हुन्छ व्यवहार चाहिँ अर्को हुन्छ
2: खासमा भन्ने भने रोजिन म यसरी कुनै केटीसँग घुम्न हिँडे पनि थिइनँ र हिँड्ने पनि छैन
1: हिँडा थाहा पाउनुपर्छ मैले के गर्छु त त्यति बेलै थाहा हुन्छ
2: के गर्थ्यो
1: अहिले किन भन्ने त्यति बेलै थाहा होला नि अनि खै त तिमीले मुङफली ल्याएन कि फाल्यो त्यो पनि पानी छाड्दा छाड्दै
2: ए फाले छैन यहीँ छ धन्न प्लास्टिकमा बाँधेको थियो र नत्र त यो पनि पानी पानी हुने रहेछ ए ल्याऊ अनि यो नुन चाहिँ यता छ है ल खाऊ
1: तिमी पनि खाऊ न
2: अनि तिमीलाई म अरूसँग हिँड्यो भने त्यस्तो रिस उठ्छ है
1: किन नउठ्नु पर्ने हो
2: होइन त्यस्तो भन्नु खोजेँ होइन
1: तर कहिलेकाहीँ त तिमीले छोड्छौ कि जस्तो लाग्छ
2: तिमीलाई छोड्ने त के यस्तो कुरा सोच्न पनि सक्दैन बुझ्यौ
1: मनदेखि भनेको हो नि
2: हो भने तिमीलाई कहिले यस्तो फिल हुन दिन्न बरु एउटा कुरा थाहा छ भने भन्दैन रोजिन
1: के कुरा
2: मान्छेहरूले आफ्नो मायालाई कहिल्यै नछुटोस् भन्ने बनाउनलाई के गर्छन् होला तिमीलाई थाहा छ
1: खै मलाई त थाहा छैन किन र
2: मलाई पनि हाम्रो माया कहिले नछुट्टिने बनाउनु छ
1: केही गर्नु पर्दैन हाम्रो माया आफैमा दरिलो छ कसैले पनि छोडाउन सक्दैन
2: रोजिना एकपटक ऊ त्यो रुखमा हेर त कस्तो राम्रो ढुकुरका जोडी बसेको है
1: कहिलेकाहीँ त त्यही ढुकुर जस्तै हुन मन लाग्छ बिन्दास भएर उड्यो अनि आनन्दसँग बस्यो कसैले देख्ला भन्ने डर पनि हुँदैन है
2: त्यही त कस्तो रमाइलो जिन्दगी के आनन्दले बस्यो एकअर्कालाई माया गर्यो रोजिना हामी पनि त्यो ढुकुर जस्तै एकअर्कामा हराम्न हुन्न
1: के भनेको त्यस्तो आयुष
2: हो कि रोजिना यसले हाम्रो मायालाई झन् प्रगाढ बनाउँछ अरे रोजिना लभ यु
1: उता जाऊ तिमी यतिसम्म हरकत गर्छौ भने मैले सोचेको पनि थिइनँ आइन्दा यस्तै गर्ने सोच भने म तिमीसँग कहिले पनि भेट्दिनँ बुझ्यौ तिमीले
3: मेरा बाप भाइ मेरो त होस हवासै गइसकेको धन्न
4: होइन रामा तिमी पनि कुरै नबुझी डराउँछौ क्या डक्टरले बेला नपुगी जन्मेका बच्चाहरूमा अरू बच्चामा भन्दा बढी समस्या हुनसक्छ पो भनेको त त्यसै आतिएर
3: त्यही पनि कुनै के हुन्छ भन्दै थिएँ त अनि
4: केही होइन सुन न डक्टरले भनेको पहिला भन्दा नानीलाई अहिले राम्रो भएको छ भनेर
3: सुने सुन्न त
4: अनि चिन्ता लिन पर्दैन कि रमा अब
5: तपाईँहरू के लिनुहुन्छ
3: के पाइन्छ साउजी
5: पुरी तरकारी चिउरा तरकारी जेरीपुरी मिठाईहरू समोसा
3: समोसा दिनु न
5: ए हस् हुन्छ
4: के समोसा भन्यो होला टक्क ला अन्डा चना खाऊ न तागत तिलो पनि हुन्छ साउजी मलाई चाहिँ एक हाफ चाउमिन है त्यो चना सना हालेर टक्क पाएर पर्क्क भटेर ल्याउनुहोस् त ल
5: ए हस् हस् हुन्छ चिया पनि बनाऊ
4: चिया अहिले नबनाउनुहोस् खाजा खाइसकेपछि खाउँला खै छोरी यता देऊ त म समाउँछु
3: भइगयो छोडिदेऊ अहिले दुध खान खोज्छ फेरि
4: अरे खान खोजे तिमीले समाउल्यौ नि खैले अहिले ल्याऊ
3: ल ल ल ल ल्याऊ बिस्तारै
6: हुनु सुन्यो तिम्रो आमाको धन्नै साधो गएको अरे रमा नानी पनि बिस्तारै बिस्तारै पुकुली पुकुली पो हुन थाल्यो त
3: बाउको माया पाएर होला नि त जन्मिँदा यत्री थिए है
4: देख्यौ त रमा टक्क लाएर सुत्केरीको न्यु पारी मैले टाउको मात्र खाएको रहेनछु नि, सेवा सुसार पनि त गरेकै रहेछु।
3: आफ्नो तारिफ आफैले नगर के उत्सव, छोरी पनि राम्री बाकी छे, म पनि फेरिकी छु, डाक्टरले पनि भनिहाले नि
4: हो है।
3: अहिले यो सबै देख्दा कस्तो खुसी लाग्छ नि उत्सव मलाई, पुरानो तिम्रो व्यवहार सम्झौ भने त।
4: फेरि त्यो पुरानो कुरा नसम्झौ न, अब त म टक्क लगाएर पुरै बदलिसक्यो त।
5: ल समस्या लिनु
3: यहीँ राखिदिनु न।
4: अनि चाउमिन खोइ त
5: ए बन्दैछ, एकछिन आउँछ है।
4: ए ल उसो भए सुन्नु त, त्यो चना र अन्डा पनि ल्याइदिनुहोस् न साउजी।
3: पर्दैन कि उत्सव, यति खाएपछि अगाइहाल्छु नि।
4: ए खाऊ न खाऊ, दिनुहोस् दिनुहोस् साउजी, एउटा अन्डा हाफ प्लेट चना है।
5: हस्
3: साँच्चै उत्सव, आमाले त मलाई यसपालि माइत जा कि माइत जा भनेर अचम्मैसँग माया देखाउनु भएको छ, किन हो?
4: ल अब माइत जा भनेको पनि माया देखाएको हुन्छ त।
3: होइन सुत्केरी भएपछि मान्छेहरू एक महिनासम्म माइत गएर बस्छन् रे, धेरै भयो। तँ पनि माइत जान पाएकी छैनस्, यसपालि गएर ढुक्कले बसे हुन्छ, म यता हेरिहाल्छु भन्नुभएको छ।
4: आमाको दिमाग त हो के खिचडी पाइकिरा होला, छोडिदियो। होइन त्यो जगतै होइन त रमा, हेर त कता आएछ नि त बड्डा।
3: अँ हो त, के काम परेर आएका होला नि
4: जगत दाई। ए जगत दाई,
3: कुनै काम भएर आएका होला नि, छोडिदिउ न अहिले।
4: बोलाइ त सकेँ। ए उत्सव कतातिर हिँड्नु भयो भन्नु नि दाई, के टाढाबाट बोल्नु, पखमा त्यहीँ आउँछु। ए ल ल ल हस् हस् आउनुहोस् न आउनुहोस्, हामी पनि चिया खाम भनेर बसेको। ए साउजी
5: हजुर,
4: एउटा चिया थपिदिनुहोस् है।
5: ए एउटा चिया हस् हस्।
4: ए उत्सव आउनु नि दाई बसौँ। ए
7: अनि दुईजना त पुरै ठाँटिएर आएका छौ त, जात्रा जानु ला जस्तै गरेर।
4: जात्रा त होइन दाई, तीर्थ जस्तै भएको छ, स्वास्थ्य चौकी अचेल हाम्रो। छोरी लिएर घरिघरि धाइरहनु पर्ने। बरु दाई चाहिँ कता नि, कि भाउजूलाई फेरि
7: पटाएको कुरा गर्छ। अभिभावक समूह भनेर बाउहरूको पनि समूह बनाउनु लागेको, वडा अध्यक्षसँग कुरा गर्दा पहिला स्वास्थ्य चौकीको इन्चार्जसँग पनि कुरा गर्नुहोस् भने, त्यही भएर आएको म चाहिँ।
4: होइन फेरि यो क्या हो बाउहरूको समूह भने नि?
7: आमा समूह जस्तै के, छलफल योजना बचत धेरै कामहरू गर्न सकिन्छ नि, तिमी पनि सामेल हुनुपर्छ है उत्सव।
4: दाइले भनेपछि भइहाल्छ नि दाई।
7: श्रीमती या बालबच्चासँग नियमित स्वास्थ्य चौकी आउने बाउहरूको चलन र समूहलाई कसरी प्रभावकारी बनाउने भनेर इन्चार्जसँग छलफल गर्नु छ।
4: ए
7: अब जे होस्, तिमीले पनि आजसम्म बाउको कर्तव्य राम्रैसँग पुरा गर्दैछौ, नियमित रूपमा रमालाई र पूर्णिकालाई हेरचाह गरेकोमा बधाई छ है तिमीलाई उत्सव।
4: धन्यवाद दाइ, सक्दो गरिरहेको छु दाइ।
7: बच्चा हुर्काउनु 4-5 महिनाको मात्रै काम होइन, अब सबै ठिक भयो भनेर बिचमै लत्तो छोड लाउनु, यसै गरी नै 12-15 वर्षसम्म छोराछोरीलाई हुर्काउन सक्छौ नि उत्सव भाइ।

0: ये घिचलास ए घिचलास खानै नदिएको जस्तो गर्छन् बा पखाउन ए दिँदैछु त घाँस
1: बाख्राहरूले दुःख दिए क्या हो त यसलाई
0: जति घाँस हाले पनि अगाउँदैन नि त टाट्नुमा हालुन्जेल पनि कुर्दैन भने डाम्नाहरू घाँसको बारी सानो छ त सौगात
1: हिजो ठुल परेरतिर तन्नै घाँस देखाएको थियो त्यहाँ गएको कसले काटिसकेछ फेरि टाढा जान सन्चो पनि भएन
0: के भयो
1: हिजैबाट टाउको दुखाएछ सिटामल खाइसक्यो ठिक भएको छैन भने
0: कामको तनाव लिइस होला
1: कामको तनाव त लिँदिन भन्दा पनि हुने भइगयो नि दाइ
0: त्यही भने मैले त तँलाई पहिला नै भनेको थिएँ सौगात ठुलो आँट नगर भनेर मानिनस् अब अहिले तँलाई पनि दुःख मलाई पनि दुःख
1: मेरो कारणले तपाईँले अप्ठ्यारो परेको छ भन्ने थाहा हुँदाहुँदै पनि थाहा नपाएको जस्तरी बस्नु परेको छ दाइ के गर्ने यत्रो महिना भइसक्यो काम अनुसारको पैसा बढाउन सकेका छैन
0: अप्ठ्यारो त परेको छ नि के गर्नु आफ्नै भाइलाई पैसा बढाइदिए भनेर किचकिच गर्न पनि मिलेन
1: सधैँ यस्तै त नहोला नि दाइ एक न एक दिन त कसो राम्रो नहोला र
0: हुन त होला तर कुरो त्यो एक दिन कहिले आउला भन्ने मात्र त हो
2: सौगात बाबु ए सौगात बाबु
0: भित्रै आउनुहोस् ठगुन्ना बा हामी भित्रै छौँ बिहानै आए त बुढा के हो
1: केही अप्ठ्यारो पऱ्यो कि क्या हो ठगुन्ना बा सबैले आइपुग्नु भयो त
3: म त हिजै बेलुका तिमीलाई भेट आउन लागेको थिएँ अप्सराले आउन दिन मात्रै
1: किन र ठगुन्ना बा
3: हामी पनि इज्जत भएको मान्छे हो टन्नै सम्पत्ति नभए पनि आजसम्म छाती फुलाएरै बाँचिएको छु गाठे
0: कुरा के हो पहिला भन्नु न ठगुन्ना बा त्यत्तिकै रिसाउनुहुन्छ
3: किन नरिसाउने सबैका अगाडि सौगातको बाले मेरी छोरीमाथि औला उठाउन पाउने म चाहिँ रिसाउन पनि नपाउने
1: बुवाले के भन्नुभयो ठगुन्ना बा
3: तिनको हिम्मत कसरी भयो मेरो पसलमा आएर मेरी छोरीलाई तह लगाएर राख भन्ने गाठे
1: मेरो बुवाले त्यसो भन्नुभएको
3: भने त गल्ती गर्ने तिमी भनाई मेरी छोरीले सुन्नुपर्ने यो सबै तिमीले गर्दा भएको हो बुझ्यो
0: गल्ती सौगातको मात्र छैन बुझ्नुभयो अप्सराले पनि आफ्नो ठाउँ बिर्सन हुन्न थियो हाम्रो सोझो भाइलाई फसाउने तपाईँको छोरी
3: मेरी छोरीको पछि पछि लाग्ने तिमी अझ मेरी छोरीले दोष लगाउने लाज लाग्दैन
1: तपाईँहरू शान्त हुनु न
0: अर्काको स्वाइनीको पछि त्यत्तिकै लाग्यो होला त हाम्रो सौगात
1: नेत्र दाई तपाईँ पनि चुप लाग्नु न मेरो कुरा त सुन्नुहोस्
3: हेर सौगात तिम्रो कारणले मेरी छोरीलाई केही भयो भने
1: हेर्नुहोस् ठगुन्ना बा बुवाले तपाईँले त्यस्तो भन्न नहुने थियो त्यसका लागि म तपाईँसँग बुवाको तर्फबाट माफी माग्छु जसले जे भने पनि मैले अप्सरालाई मनदेखि नै मन पराएको हो हामीले एकअर्कालाई जीवनभरि साथ दिने बाचा गरिसकेका छौँ
0: सौगात तेरो दिमाग त ठिक छ
1: दाई एकछिन नबोल्नु न तपाईँ पिर नगर्नु ठगुन्ना बा अप्सरालाई म बिहे नै गरेर घर भित्राउँछु
3: तिमीले मिलाउँछु भनेर मात्र हुन्छ हेर सौगात मेरी छोरी बुहारी भनेर त्यो घरमा कुनै पनि हालतमा जान्न
4: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
5: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार कति वर्ष उमेर पुगेपछि विवाह गर्न पाइन्छ यसको सही उत्तर हो 20 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बझाङबाट धर्मराज जोशी खोटाङबाट युनिसा राई बैतडीबाट सुनिल चन्द र अछामबाट रूपश्री भट्टराई विजेता हुनुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले ₹200 रिचार्ज कार्ड जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ प्रश्न पुनः एकपटक कति कक्षासम्मको शिक्षालाई विद्यालय तहको शिक्षा भनिन्छ नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 61
2: ल एक एक ग्लास तातो दुध खाऊ त तिमीहरूले बिस्कुट चौचौ खानु हुँदैन भनेर मैले कति पटक भनेको थिएँ तिमीहरूलाई रोटी छ रोटी खाने दुध र रोटी खाउँछ अनि के को हुँदैछौ त परिवार परिवार भनिरहेछौ
3: यो चाहिँ घोक्नै पर्ने छ के बाबा भोलि स्कुलमा एकल परिवार वा संयुक्त परिवार भन्ने बारेमा वक्तृत्व कला प्रतियोगिता छ के बाबा
2: ए हो र कस्तो राम्रो विषय रहेछ अनि वक्तृत्व कलामा चाहिँ घोक्नुपर्छ भनेर भनेको छ र कसैले यस्तो कुरा त झन् बुझेर पो भन्ने हो त
4: बाबा वक्तृत्व भनेको के हो
2: वक्तृत्व कला भनेको बोल्न सक्ने खुबी भनेको हो क्या छोरी ल लजु सुनाऊ त तिम्रो तयारी कस्तो रहेछ
3: तयारी नै भएको छैन त्यसैले त घोकेको बाबा
2: जति तयारी छ त्यति सुनाऊ न छोरी
3: आदरणीय प्रधानाध्यापक ज्यू गुरुवर्ग र मेरा प्यारा प्यारा साथीहरू आजको यस वक्तृत्व कला प्रतियोगितामा म एकल परिवार बारे आफ्नो धारणा राख्न गइरहेकी छु म भन्दा अघि बोल्नुहुने साथीले जसरी संयुक्त परिवार बारे बोलेर जानुभयो त्योभन्दा अघि परिवार भनेको के हो म भन्न चाहन्छु
2: एकदमै राम्रो
3: बाबा पनि त्यस्तै क्या राम्रो भएकै छैन मलाई थाहा छ
2: तिमीले आफै यति धेरै कोसिस गरिसकेछौ अब यही राम्रो हो अलिकति थप मेहनत गर्यो भने अझ राम्रो हुन्छ
3: कसरी बाबा
2: कोसिस गर अभ्यास गर बोल्ने कुराहरूको बुना टिपट गर एकल परिवार राम्रो भन्दैछौ भने किन राम्रो हो भनेर व्याख्या गर
3: त्यो त मैले कपीमा नोट बनाइसकेकी छु
2: यति गरेर ढुक्कले बोल्यौ हडबडाइनौ चाहिँ लाइक जस्तो शब्दहरू भनिनौ र बोलुन्जेल निर्धक्क भयो भने त गजब भइहाल्यो नि
1: होइन के गजबको कुरा हुने भइरहेको छ बाउछोरीको
2: ए ललिता हाम्रो छोरीले वक्तृत्व कला प्रतियोगितामा भाग लिँदैछिन् नि
1: पढाइमा फर्स्ट हुने त त्यस्तै हो यस्तै यस्तैमा गजब भयो भइहाल्यो नि
2: अब तिमी फेरि आउँदा नआउँदै बाटै बाटो सुरु हुन्छ है
3: ल बाबा म उता गएर पढ्छु है
2: अब बोल्ने कलाको विकास हुनु पनि आफैमा राम्रो कुरा त हो नि क्लास फर्स्टै हुनुपर्छ भनेर बच्चालाई टर्चर दिनु त राम्रो होइन नि
1: कि जस्तो ठाउँमा बसेका छौ उस्तै स्वभाव हुँदैछ तिम्रो पनि यो जङ्गली ठाउँको सोमत नभएका मान्छे देख्दा त मलाई यहाँ बस्नै मन छैन स्वरूप भए त गइहाल्नुहुन्थ्यो
2: ल अब के भयो आज फेरि अब आउने बित्तिकै हाँडीको मकै पड्किया चाहिँ पड्किरहेछ त ललिता के भयो
1: ऋण लिन आउँछन् त्यही पनि आधा अधुरा कागज लिएर नीति नियम बुझ्नु कागजमा लेखेको पढ्नु केही छैन ऋण पाउनु त हाम्रो हक हो भन्दै उफ्रिन्छन् झगडै गर्न आउँछन् यार
2: अनि उसो भए ठाउँ फेर्दैमा यो तनाव आउँदैन त
1: सबै ठाउँमा उस्तै मान्छे पनि त हुँदैनन् होला नि
2: हेर ललिता जता गए पनि उस्तै नै हो क्या तनाव त
1: कुनै दिन त अवश्य सरुवा होला नि त्यति बेला त यो ठाउँ छोड्नै पर्ला आज भोलि नै छोड्न पाए त आनन्द हुन्थ्यो
2: अरू 3-4 वर्ष त लाग्ला नि मेरो किताबको पनि काम चलिरहेछ यता क्याम्पसमा पनि लिटरेचरको क्लास लिँदै भन्दैछन् मलाई
1: ए उसो भए तिम्रो लागि भए पनि बस्नै पर्ने होइन त हामीले यहाँ
2: कस्तो कुरा गरेको के मेरो मात्रै कुरा हो र भने यी बच्चाहरूले पनि अब वर्ष वर्षमा कतिवटा स्कुल शिक्षक र साथीभाइ फेर्दै हिँड्नु त फेरि यो ठाउँको सबै मानिसहरू खराब पनि त छैनन् नि
1: तिमीलाई यो ठाउँले मोहनी लगायो कि यहाँको मान्छेले मोहनी लगायो केही थाहा छैन मलाई
2: मलाई त माझी बुढाबुढीको कथाले मोहनी लगाएको छ कथाको अर्को च्याप्टर पनि आजै सकाएँ नि मैले त्यो पनि सुन्यो भने त तिमी पनि मोहित हुन्छौ सुन्छौ
1: सुन्दिनँ म आफूलाई यहाँ आफ्नै जिन्दगीको च्याप्टरको चिन्ता छ उसलाई माझी बुढाबुढीको कथाको च्याप्टर
2: जिन्दगीलाई हेर्ने हाम्रो दृष्टिकोण मात्र फरक भएको हो क्या ललिता मैले त मेरो जिन्दगीलाई उत्सवै उत्सव जस्तो देखेको छु
1: हो नि त तिमीले त कहिले उत्सवै उत्सव देख्छौ कहिले रमा मात्र देख्छौ खालि मलाई मात्र त देख्दैनौ
2: के कुरा गर्यो

0: भेटिन्छ र भने म त अँध्यारोमा को कराउँछ भनेर सातो पुत्लो उड्यो।
1: बडेमानको डस्ना ल्याएर निदाएर मान्छे माथि फाल्ने त अझ उल्टै सातो पुल्तो उड्यो भन्छ।
0: यस्तो अन्धकारमा मान्छे सुत्या होला भनेर कसलाई हुन्छ र? बाहिर अन्धकार भइसक्यो, घरको कामसाम सबै सकिया होला भने त एउटा बत्तीसम्म कसैले बालेर रहन्छ ल।
1: टाउको झुम्म पारेर एकछिन पल्ट्या, हुसुक्कै निदाएछु।
0: सुत्नै परेसी खाटमा डस्ना ओछ्यारै सुत्या भए नि हुन्थ्यो, त्यही बाहिर सुकाएको डस्ना उठाएर ल्याउन सक्नु भएन है तपाईँले।
1: एकछिन सुत्नलाई नि के को डस्ना चाहियो र भने?
0: म घरमै भइदिएको भए तपाईँलाई डस्ना नओछ्या निन्द्रै लाग्दैन थियो। अब आफूले गर्न परेसी त सुकुल मात्रै भए पनि निन्द्रा त लाग्दो रहेछ त।
1: म सुकुला सुत्या थिएँ र पो म माथि डस्ना हुत्याउन पाइस भने नत्र।
0: ल भो भो, नचाहिने कुरा गर्न परेको छैन। खै ऊ त्यो पहेँलो धुती दिनु त
1: ल।
0: जा अब, त्यति काम त कुसुमले गरे भए पनि हुन्थ्यो, घरा छैन त्यो।
1: खै स्कुलको फरक च्यातियो भन्दै थिए, सौगात र ऊ भएर किन्न गयो होला, दिउँसो साँझ जाने कुरा गर्दै थिए।
0: लखर लखर हिँड्ने बहाना चाहिन्छ नि त्यसलाई, स्कुल सकिने बेला त्यसलाई किन चाहियो होला नयाँ फरक?
1: होइन, आज आएदेखि त किन चिटचिट पऱ्यो कि भन् त, कि माइतको मेजमानी खाएर भाव बढ्यो तेरो?
0: त्यही त, माइत मेजमानी खाएर गमक्क परेर बस्ने बनाएकी छ नि तपाईँकी छोरीले, आफूलाई यहाँ आफन्तका अगाडि शिर ठाडो पारेर सम्म बस्न नसक्ने बनाइसके। मेजमानी खाने कुरा गर्नुहुन्छ
1: के भो फेरि?
0: अरू के हुनु, दाईले मलाई छोरीलाई ठाउँमा राख्न नसके कि भनेर चित्तै दुख्ने गरेर वचन लगाउनु भयो।
1: भनेपछि उता पनि खबर पुगिसकेछ।
0: राम्रो कुरा भए पो थाहा पाउँथेनन्, नराम्रो कुरा त फैलिन बेर लाग्छ र।
1: खै हाम्रा छोरी त कस्ता भए भए प्रेमको भरे।
0: त्यही त, उहाँ कुसुमले गर्दा हाम्रो सम्म इज्जत रहेन भनेर दिदीहरू पनि कराउँदै थिए, हुन पनि खलक्कै बेजत गरी यसले।
1: हामीले नै राम्रो संस्कार दिन नसकेर हो कि, जान्ने जति त सिकाएकै छौ जस्तो लाग्छ।
0: है बुढा, छोरछोरीलाई धेरै सुखमा राख्नुहुन्न बाँतिन्छन् भन्थे, हो रहेछ, आफूले दुःख सहेर भए पनि भनेको पुर्याएर राख्यो अहिले सबैका अघि।
1: कुसुम त ज्ञानी छे, बाबुआमाको दुःख बुझ्छे, मिराले जस्तो रुवाउँदिन भन्ने लाग्थ्यो मलाई त।
0: त्यही त, पढ्छु भने ल त छोरी पढ्न खोजी भनेर त्यति राम्रो घरबाट कुरा आउँदा पनि बिहा गर्दैनौ, अहिले यस्तो दिन देख्न पर्यो। छोरीको जातलाई धेरै स्वतन्त्र छाड्नु हुन्न रहेछ बुझ्नुभयो?
1: यो सबै तैँले गर्दा भाव बुझिस्, घरधन्द सिकाएर राख्नुपर्ने छोरीलाई छाडा छोडेसी यस्तै हुन्छ।
0: अब तपाईँ पनि।
1: मैले तँलाई कुसुमलाई दसतिर डुल्दै कविता भन्न नदे भनेको थिएँ कि थिइन भन् त?
0: त्यही त, मैले नजा भन्दैमा तपाईँकी छोरी मानिहाल्छ नि।
1: मनाउन सक्नु पर्थ्यो, छोरीलाई राम्रो बनाउने जिम्मा आमाको होइन।
0: मलाई के भन्नुहुन्छ, आफ्नै छोरालाई भन्नु न, कसै कि नबाकी बहिनी उसैको छ। कुसुमलाई मैले ठुलो स्वरले सम्म बोल्न हुन्न ल, हत्त न पत्त ओर ढाक्न आइहाल्छ सौगात।
1: हेर प्रेम कुमारी, सौगातले के गर्छ गर्दैन भन्दा पनि हामीले के गर्ने भन्ने कुरा हो, त्यसैले
0: अब कुसुमको बारेमा के गर्ने के नगर्ने तपाईँले चिन्ता लिनु पर्दैन, जे गर्न पर्ने हो म गर्छु। अब कुसुमको अब यसरी बराल लिएर हिँड्ने दिन धेरै छैन।
2: अझै च्याच्या गर्छ ल त
3: कति पिक्चर्स किसान बिचरोलाई, हातमा दाना समा छ, लात्तै लत्ताले हाने छ, दाना खाने बेला लात्ता खाँदा कस्तो होला भन् त?
2: यसको बेहोरै लात्ता खाने जस्तो छ, अझ मलाई देख्यो कि चुवा चुवा गर्दै दाम्लो चुडाउँछ अनि झन्टिहाल्छ भने।
3: बिहानभरि फोन गर्दा नि अत्तो पत्तो छैन है तेरो?
2: हो र भने ए गरे रहेछ स्याहार, सरी है आयुष, पाँचचोटि मिस कल आएको रहेछ, मोबाइल चार्जमा राखेको बेला परेको रहेछ क्या हो?
3: अनि उठाउनु नपाए नि, कल ब्याक त हुन्छ नि।
2: अब सरी भनिहालेँ नि, देखेको भए त गरिहाल्थ्यो त, बरु भन्न किन गरे थिइस्?
3: त्यही काइदे सरको होमवर्क के रहेछ भनेर सोध्नलाई नि, हिजो कलेज गइएन, नगए नि होमवर्क त गर्नु पऱ्यो नि, नत्र बुढोले बाहिर लखेडिहाल्छ।
2: ला यार, हिजो त म पनि कलेज गइनँ त।
3: तँ पनि नगएको?
2: अँ यार।
3: कस्तो यार, त्यो बुढोलाई हिजो आथेन सर भनेर हुँदैन, आफू नआए नि साथीहरूलाई सोध्न सकिनस् भनेर पुरै थर्काउँछ फेरि।
2: त्यही भने त्यो बुढो त्यस्तै छ यार।
3: अब के गर्ने त, अनि हिजो त कहाँ गएको हो र?
2: कहाँ हुनु नि यार, कलेज भङ हानेर मुभी हेर्न हिँड्यो नि हामी त।
3: को को गएको हौ?
2: दिनेश, गौरव अनि म।

0: अब होमवर्क चाहिँ के गर्ने त? म त झन् तैँले गरेको होला भनेर ढुक्क भएर आएको।
1: रोजिनालाई फोन गरौँ त।
0: ए भइगयो छोड्दै, रोजिनालाई सोध्यो भने निकै भाउ खोज्छे। बरु अलि छिटो कलेज गएर साथीहरूसँगै सोधौला यार।
1: अनि त चाहिँ हिजो कहाँ गएको थिएस र?
0: हिजो सानिमाको घर गएको थिएँ।
1: किन गएको? केटी हेर्न बोलाएको थिएँ कि क्या हो? सानिमाको गाउँतिर
0: कहाँ केटी हेर्न हुन्छ? अलिअलि पैसा चाहिएर गएको, उतै सानीमा बिरामी भएर खोजा खोज रहेछ। लास्टमा 200 रुपियाँ दिएर पठाए, त्यही पनि 100 रुपियाँ अटो भाडा लागिहाल्यो।
1: साइकल लगाएको थिएनस् र?
0: साइकल पनि बिग्रिया छ यार, बनाउने पैसा नभएर त्यो पनि त्यसै थान्क्या। अनि मुभी कस्तो रहेछ भन् न
1: यार? मुभीको त कुरै नगरे, त्यस्तो बवाल छ नि, त्यो हेर्ने मान्छे त एकपटक स्योर हुन्छ यार।
0: ए
1: कि जान्छस् र? त जाने भए त म फेरि हेर्छु, जान्छस्?
0: जाँदैन, यहाँ पैसा नभएर हालत खराब भइरहेको बेला के को मुभी हेर्नु? मलाई कहाँ तँलाई जस्तो मोज छ र?
1: के को मोज देखिस् र?
0: मोज त छ नि, आफ्नै घरमा बसेका छस्, कोठा भाडा लागेन, रासन लागेन, ग्यास खर्च आएन।
1: ए धेरै कुरा नगुमा, जाने भयो मै पैसा हालिदिउँ न, भएन?
0: ए होस् नजाउँ, फेरि मेरो अन्त्य जानुपर्ने काम पनि छ।
1: कहाँ जाने होस् र?
0: डिम्पललाई भेट्न जाने हो।
1: ए ए ए ए मलाई पनि त्यस्तै लागिरहेको थियो। उसो भए आज त फुल इन्जोय हुने भयो नि त।
0: के इन्जोय हुनु, बेकारमा यहाँ पैसा मात्र चुना लगाइरहेछ।
1: भनेपछि त्यो डिम्पललाई सापट्टि दिएको पैसा अझै पास छैन छैन?
0: छैन, आज भेटेपछि त्यो कुरा पनि गर्नु पर्ला भनेर।
1: खै दिएर पनि के हो, के त्यत्रो पैसा हावातालमा दिएर?
0: अब के गर्नु त, समस्या देखाउँदै माग्दै गरेपछि कसरी नाइ भन्नु?
1: हेर आयुष, मलाई त त्यो केटीले पैसा फिर्ता दिने सोचले लिएको जस्तो लाग्दैन। त्यसैले त्यो पैसा उठाउने भन्दा नि कसरी असुल हुन्छ त्यतातिर सोच।
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, हाल नेपालमा कति तहको सरकार छ? यसको सही उत्तर हो 3 तहको। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 96।
2: गुडेबी काकी पाँच गाँसे दिनमा पनि सगुन ल्याउँदा गाउने गीत गाउनु हो त? अर्कै गीत गाउनु न।
3: अब आफूलाई जे आउँछ त्यो गाउने होइन र?
2: तपाईँलाई अरू गीत पनि आउँछ नि काकी।
3: कति न मैले गीत गाएको सुने जस्तो गर्छु है यो रिता त।
2: किन सुने छैन? पोहोर प्रकाशको बिहेमा तपाईँ र तल्लो गाउँको जनार्दन काकाको जुहारी पर्यो होइन?
3: आमै अझै बिर्सेकी रहेनथे यसले।
2: कहाँ बिर्सिन्छु त, कस्तो रमाइलो भएको थियो। ल आज पनि एउटा गजबको गीत गाउनु त काकी, बरु म नाच्छु। तारा दिदी तपाईँ पनि आउनु न।
4: के भन्या, छोरीको बिहेमा पनि नाच्छन् त? पख न पख दुई चार वर्ष, छोराको बिहेमा त म त छमछमै नाचौँला नि।
2: तपाईँलाई जन्ती सँगसँगै नाच्नु भन्यो र, आज त नाच्नु भइहाल्छ नि। ल उठ्नु उठ्नु।
4: ए चिउरा पोखिन्छ के भनेको, पख न।
2: यो चिउरा सिउरा एकछिनमा केलाए पनि हुन्छ के? ल गुरुदेवी काकी मजाको गीत गाउनु न।
4: नखराई नि पात गाँस न।
2: पात त गाँसिहालिन्छ नि।
3: यस्तै पाराले गाँसलिस पात, कहिले के भनेछ कहिले के, बिहानदेखि चारवटा टपरा त गाँस्न सकेकी छैन।
2: ए काकी काम त जहिले गरिरहेको त हो नि, कहिले कहीँ त रमाइलो पनि गर्नुपर्छ क्या, होइन त उत्तम दाई?
5: हो हो त्यो त हो नि, रिता बहिनीलाई घरको कामले कहिल्यै फुर्सद हुँदैन। आज बल्ल बल्ल फुर्सद निकाल्दा दिनमा पनि रमाइलो नगरेर भयो त।
3: ओहो आज त उत्तमले पनि काम छिटो सघाउनुहोस् भनेर भनेन त।
2: हाम्रो उत्तम दाई सम्धि हुने भएर दङ्ग पर्नु भएको छ क्या काकी, होइन त दाई?
5: अनि दङ्ग पर्नु पऱ्यो नि त।
6: अहिले दङ्ग परेर के गर्नु हो दाई, भोलि पर्सि पछुताउनु पर्छ।
4: कहाँबाट टप्क्यो यो फेरि,
6: सबैजना यही हुनु त रहेछ त।
4: अनि त आज बिहेको पात गाँसिसक्नु परेन।
6: तपाईँले मैले कञ्चनको बिहे यति छिटै नगरिदिनु भनेर कतिचोटि भने दाई, सुन्या नसुने जस्तो गर्नुहुन्छ।
4: कति कराएको हो यो सौगात, काम लाग्ने कुरा भए पो सुन्नु, चाहिँ नचाहिँदो कुरा गरेपछि कसले सुन्छ?
6: हेर्नु तारा भाउजू, तपाईँले अहिले मेरो कुरा काम नलाग्ने लागेको छ, सानो उमेरमा बिहा गरेर पठाउँदा भोलि आफ्नै छोरीले दुःख पायो भने के गर्नुहुन्छ?
3: यो सौगात लखुरुक्क आफ्नो काम गरेर बस, आफ्नै बहिनीलाई त बिगारिस बिगारिस, अब अर्काकी छोरीलाई पनि बिगार्न आएको त
6: के कुरा गर्नुभयो ठुली आमा? मैले त झन् कञ्चनको राम्रो सोचेर अहिले नै बिहे नगरिदिनु भने,
5: मेरी छोरीको राम्रो नराम्रो म आफै विचार गर्छु सौगात, यसमा तिम्रो टाउको दुखाइराख्नु पर्दैन।
6: हेर्नु उत्तम दाई, कञ्चन अहिले सानै छ, यो उमेर त उसको पढ्ने उमेर हो, आफ्नै छोरीको पढाइ छुटाएर अर्काको जिम्मा लगाएर पठाउँदा तपाईँ कन मान्छ?
4: तपाईँले त हामीले कञ्चनलाई बेचेरै पठाउन लागे जस्तो पो गर्नुभयो त। हेर्नुहोस् सौगात बाबु, कुसुम तपाईँकी बहिनी हो, आफ्नै बहिनीलाई जेसुकै गर्नुहोस्, हामीलाई मतलबको कुरो भएन, तर हाम्रो छोरीलाई के गर्ने नगर्ने भनेर सिकाउन चाहिँ नआउनुहोस्।
2: अर्काकी छोरीलाई बिहा गरेर पठाइदिउन् कि सधैँ आफूसँग राखुन्, अरूलाई के मतलब?
6: हेर्नुहोस् मैले तपाईँहरूलाई कञ्चनको बिहे कहिले पनि नगरिदिनुहोस् भनेर भनेको होइन, जिम्मेवारी उठाउन सक्ने हुन्जेल त कुर्न पऱ्यो नि। व्यवहार धन्न नसक्ने केटाकेटीलाई हामीले आफूभन्दा ठुलो बोझ बोक भनेर भन्न मिल्छ?
5: ए बा अब त अति नै भयो, मेरी छोरी मेरो व्यवहार मान्छे सुकै गरौँ, तँलाई के
6: त्यसो भनेर कहाँ हुन्छ? छोरी हो भन्दैमा ऊ माथि अन्याय गर्न पाउनुहुन्छ? हेर्नु उत्तम दाई, म कुनै पनि हालतमा कञ्चनको बिहे हुन दिन्न, बुझ्नुभयो?
7: अनि भाइको के काम थियो होला?
8: मलाई यही इलाकाबाट फोन गरेको थियो त्यही भएर आएको।
7: ए भाइको नाम के अरे?
8: हजुर रोहन हो।
7: रोहन के?
8: रोहन थापा हो सर, यही जनता कलेजमा पढ्छु।
7: ए अँ क्रिकेट खेलाडी होइन?
8: हजुर सर।
7: तिम्रो नाममा उजुरी परेको थियो त्यही भएर बोलाएको।
8: के अरे उजुरी परेको छ अरे, कस्तो उजुरी हो सर?
7: अब कस्तो कसले कसरी भन्ने एकछिनमा थाहा हुन्छ, एकछिन बस्दै गर।
8: अब कसले के भएर उजुरी गराएछ भन्ने पनि थाहा पाउनु मिल्दैन सर, यो त थाहा पाउनु पर्यो नि।
7: थाहा हुन्छ अहिले, बस्दै गर।
9: सर नमस्ते।
7: नमस्ते।
8: के हो आयुष खुसबु, तिमीहरूलाई पनि उजुरी पर्यो क्या? तिमीहरू चाहिँ यहाँ किन?
9: खै उजुरी पर्यो भन्ने के भन्ने?
10: आउनु पऱ्यो नि। अनि सर डिएसपी साहब यतै हुनुहुन्छ कि हामी उतै जाने?
7: अहिले सर बिजी हुनुहुन्छ, हामी यता छलफल गर्दै गरौँ न।
9: हस्
7: ल। ऊ भाइले नै उजुरी गरेको, क्रिकेट सिकाउने बेला विभिन्न बाहना पारेर जबरजस्ती गर्न खोजेको भनेर कुरा आएछ, के हो कुरो?
8: के रे मैले आयुषलाई त मैले आफ्नै भाइ सम्झेर सिकाएको, तर
7: जे उजुरी परेको छ त्यो साँचो हो कि होइन?
8: यो सब झुटो सर, त्यस्तो केही गरेको छैन मैले।
9: ए अहिले आएर सब झुट,
11: जहिले पनि मलाई धेरै सिक्नुपर्छ भन्दै अँध्यार नहुँदासम्म ग्राउन्डमा राख्ने अनि अँध्यार हुन थालेपछि पछाडिबाट नराम्रो नराम्रो गर्नु खोजे होइन।
12: त्यो त अब सिकाउने बेलामा कहिले पछाडिबाट छुइयो होला, त्यो मान्छु हात छुइयो होला, त्यस्तो कुरालाई पनि उजुरी गर्नुपर्छ त आयुष। त्यो त दाई यस्तो भयो भनेर भनेको भए भइहाल्थ्यो नि।
11: मैले नभने होइन नि, मैले यस्तो मन पर्दैन भनेर कति पटक भन्ने भन्नु त। यस्तो भन्दा तपाईँले के भन्नुभयो थाहा छ?
12: जे मुखमा आयो त्यही नबोल है। मैले के भने?
11: यस्तो कुरा बाहिर कसैलाई भनेपछि गेमबाटै निकालिदिन्छु भनेर धम्की दिएको होइन।
12: खै मैले त त्यस्तो कहिले भने जस्तो लाग्दैन।
11: ए बिर्सेको? अर्को कुरा, घुम्न जाउँ भनेर झरे डाँडामा लगेर के गर्न लाग्यो थियो?
12: नभा नभएको कुरा नगर है आयुष, मैले तिमीलाई कहिले त्यस्तो केही गरेको छैन।
10: नभएको कुरा आयुषले होइन तिमीले गरिरहेछौ। तिमीलाई केटासँग सम्बन्ध राख्न मनपर्छ होला त्यो तिम्रो समस्याको कुरा हो, तर आयुषलाई त तिम्रो व्यवहार मन परेन। आफूले गरेको काम कसैलाई मन पर्दैन भने त कसैले पनि त्यस्तो गर्नु भएन नि।
13: हो, खुसबु बहिनीले सही कुरा गर्नुभयो। कानुनले पनि त्यही भन्छ, यदि अरूलाई मन पर्दैन भने उसलाई मन नपर्ने कुनै पनि काम गर्नु या गराउनु अपराध हो।
12: मैले जानी जानी त केही गरेको छैन नि, कहिले काहीँ सिकाउने क्रममा यताउता छुइयो भनेर पुरै मुद्दा नै बनाइदिने। यो सब हेर्नु सर, मलाई फसाउने खेल भइरहेछ।
10: कसरी फसाउने खेल हुन्छ? आफै गल्ती गर्ने अनि आफै ठुला कुरा गर्ने? हेर्नु सर, आयुषले केही कुरा खोल्छ कि भनेर रोहनले आयुषलाई अस्ति अस्तिदेखि खोज्दै हिँडिरहेको थियो। त्यसैले सर, खुरुक्क फाइल अगाडि बढाउनु, जहाँ जानुपर्छ हामी जान्छौँ, होइन आयुष?
11: हो, कुरा त्यही हो।
12: ए, बिना प्रमाण फाइल अगाडि बढाउनु पाइन्छ? के छ, केही छ मैले त्यस्तो केही गरेको प्रमाण?
10: छ प्रमाण। रोहनले आयुषलाई मात्र होइन अरू थुप्रै केटाहरूलाई यस्तो गराएको प्रमाण र साक्षी छन् मसँग, बोलाउनु पर्ने हो।
12: बोलाउन त, को आउँदो रहेछ यहाँ, को आएर के भन्ने रहेछ, म पनि हेर्छु।
14: बधाई छ है दाजु हजुर दुवैजनालाई, अझ सबैभन्दा बधाई त हाम्रै लजुलाई।
15: धन्यवाद अङ्कल।
14: टक्क लाएर अब भाइ बहिनीहरूलाई पनि आफू जस्तै सबैसम्म ढुक्कसँग बोल्ने खाले तगडा बनाउनु पर्छ है।
15: हस्, तर यिनीहरू दुवैजना म भन्दा कति धेरै बोल्छन्। कति
16: म त लाजु दिदी भन्दा राम्रो बोल्छु। सन्देश दादा पनि बोल्नुहुन्छ है?
17: नै नै म बोल्दिन, कसैसँग पनि बोल्दिन।
18: ल के भयो फेरि, किन नबोल्नु?
17: मैले चेयर्सै गर्न पाइनँ, म किन बोल्नु?
16: हामीले त गरिसक्यौँ है लजु दिदी।
14: ए टक्क लाएर चेयर्स गर्न पाइनँ भनेर पो ठुस्केको भाउजू, त्यो गिलासमा अलिकति ताजा जोस हालिदिनु न।
18: चिसो छ, खोकी लाग्ला नि फेरि, थोरै हालिदिनु न दिदी। ल ल ल, भयो भयो, यति भए पुग्छ।
17: पुरै भरिदिनु, त्यतिले पुग्दैन
18: बाबु।
14: सन्देश, मामुले भनेको कुरा मान्नुपर्छ नि। मामुले तिमीलाई धेरै चिसो खायो भने खोकी लाग्छ भनेर पो सम्झाएको त, मान्नुपर्छ है। ल ल जाऊ, उता गएर तिमीहरू खेल्दै खाँदै गर है। अनि लजु, तिमीलाई पहिले नै आफू वक्तृत्व कलामा जिल्ला टप नै हुन्छ जस्तो लागेको थियो त?
17: टपै हुन्छु भनेर त सोचेको थिइनँ अङ्कल, तर बाबाले जित हार भनेको हुँदै गर्छ। तिमीले कसैसँग नहिच्किँदै आफूले बुझेको कुरा मजाले भन्नु भनेर मोटिभेट गराइरहनु हुन्थ्यो।
14: कस्तो गजब।
18: केही थपाउँछ बाबु?
14: पढ्दैन भाउजू, थप्नु पर्यो भनिहाल्छु नि म।
18: ल ल, रमा केही थपौँ?
19: अहिले छ दिदी, साँच्चै दिदी, लजुले बोलेको कुरा त टिकटकमा भाइरल भएको छ भन्ने सुनेको थिएँ नि मैले।
18: अँ त नि रमा,
19: खै देखाउनुहोस् त दिदी,
18: पकाइ त। ल यही हो, हेर त,
20: अल्बर्ट आइन्स्टाइन कक्षासम्म पढ्दै गर्दा एकपटक उनको बुवा आमालाई विद्यालयबाट पत्र आएछ, जसमा लेखिएको थियो, तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग उसको स्तर नै मिल्दैन, त्यसैले भोलिदेखि विद्यालय नपठाउनु। पत्र पढेर आइन्स्टाइन कि आमाले उनलाई भन्नुभएछ, बाबु विद्यालयले भनेको तिम्रो पढाइको स्तर त अरू विद्यार्थी भन्दा निकै राम्रो छ अरे, तिम्रो विद्यालयले तिम्रो स्तरका विद्यार्थीहरूलाई अरूसँग राखेर पढाउनै सक्दैन रे, त्यही भएर तिमीले भोलिदेखि घरमै बसेर आफै पढ्नु है। आइन्स्टाइनले आफ्नै आमाको कुरा विश्वास गरेर घरमै बसेर अध्ययन गर्न थाले। तिनी आइन्स्टाइन पछि गएर भौतिक शास्त्रका महान वैज्ञानिक बनेर चिनिए। भन्न खोजेको कुरा के हो भने, हाम्रो अभिभावक आफ्नो छोराछोरीको विशेष क्षमतालाई चिन्ने र हामीले पनि आफ्नो अभिभावकलाई सम्मान र विश्वास गर्ने हो भने जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छौँ।
14: वाह, लजु त साँच्चै क्षमतावान छिन् है।
19: ती त कस्तो आत्मविश्वास, कस्तो मिठो गरी बोलेको है।
14: छोरा छोरी सबैका विशेष हुन्छन्, हाम्रा कहाँ त्यस्ता हुन सक्छन् र दाई? मरे नै हुन सक्दैन।
0: किन हुँदैन? कुनै बेलाको उत्सव र सन्देश अनि आजको उत्सव र सन्देशमा नै यति फरक आउन सक्छ भने?
14: दाईले भन्न खोजेको, मैले भन्न खोजे के भने, अब कसैले केही भने कि झडङ्ग भइहाल्ने, बिरालो कराउँदा समेत लात्ता ल्यानेर भुङ्रे खोला कटाइदिन्छु भन्ने मान्छे अब छोराले जिद्दी गरेको कुरा समेत पचाउन सक्ने हुनु त चान्चुने कुरा हो र? त्यो त हो दाई, सायद दाईहरूको सङ्गतै पनि होला कि। अब कसैले कसैलाई बिगार्ने, सपार्ने, सुधार्ने भन्दा पनि आफूले महसुस गर्ने हो कि उत्सव। मैले पनि आफैले गरेका गल्तीहरूबाट सिकान हो, तिमीले पनि त्यही त गरे हो नि, होइन र?
21: दाईले तपाईँसँग कतिको सेयर गरेका छन् बस्तीपुरका कुरा, त्यो त थाहा छैन, तर उबेला त ओहो
14: है भाउजू।
21: अनि त उबेलाको जगतको व्यवहार हेर्ने हो र अहिलेको हेर्ने हो भने त आकाश जमिनकै फरक छ नि।
14: अब तपाईँहरूको आनी बानी र मेहनतले त लजुले पनि दिनका दिन राम्रो राम्रो काम गर्दै गइरहेकी छिन् नि दाई। लजुको त आफ्नो परिश्रमले पनि हो, अलि लगनशील पनि छिन्, फेरि उनले त गर्छु भनेपछि गरेरै छाड्नु पर्छ कि।
19: त्यो त हो नि, नत्र एक त मावि स्तरीय त्यसमा पनि जिल्लामा फर्स्ट हुनु भनेको चान्चुने कुरा होइन नि दाई।
14: टक्कै लाएर भाउजू ब्याङ्कको म्यानेजर, दाईमा लेखक, सामाजिक अभियन्ता अनि घरको बुढो पनि।
21: असल बुवा भन्नुपर्छ के उसो बाबु।
14: हो छोरीहरू पनि उस्तै मायालु, कति अनुशासित, भाग्य हुनेले मात्र पाउँछ यस्ता छोरा छोरी त। यस्तो हो कि उत्सव, भाग्य भन्दा पनि परिवारप्रतिको आफ्नो लगाव, माया प्रेम र जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्ने हो भने सबैको यस्तै हुन्छ। अब हामी सबैले चाहेको पनि यस्तै त हो नि, होइन र? त्यो त हो दाई,
0: सायद मैले पनि सुरुदेखि नै तपाईँहरूले चाहिँ सन्देशलाई ध्यान दिएर माया दिएर हुर्काएको भए आज तपाईँहरूले गरे जस्तो सेलिब्रेसन मैले नै पो गरेको हुन्थे कि।
21: ल तपाईँ त झन् दुखी हुन पो थाल्नुभयो त।
0: चिन्ता छ नि भाउजू, भित्री गढेको चिन्ता हत्तपत्त त के जान्थ्यो र? म आफू त राम्रो गरौँला, तर मेरो छोराछोरीलाई पनि लजु जोसीहरू जस्तै बनाउन सकौँला त।
22: नमस्ते, मेरो नाम सीता तामाङ हो, म काभ्रेबाट बोलेको हो। मलाई यो रोपेगुडा फल नाटक एकदम मनपर्छ, नयाँ नाटक नियमित सुन्ने गर्छु। यो नाटक किशोर किशोरी तथा अभिभावकका लागि सन्देशमूलक नाटक हो। म यो नाटक आफू मात्र नभई आफ्नो परिवारका सबै सदस्यहरूको साथमा सुन्ने गर्छु। यो नाटक अलिक छोटो भएको छ, अलि लामो ल्याइदिनु भएमा अझै राम्रो हुन्थ्यो, धन्यवाद।
23: गत हप्ता सोधिएको प्रश्न थियो, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो मङ्सिर 4 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर, बैतडीबाट दिहांश मोहर, प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? प्रश्न पुनः एकपटक, बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 57।
2: अब रियानाले ज्योति मातालाई जी गर्ने है
3: है नि त हजुरको मेरो सानो
2: हेर्नु त बाउजू कस्तो मसक्क हाँसो कि
4: आमै हाँसेको हो बाबा
2: गला खाइदिन्छु हस् बाउजू पर्स भेटिएन घरमै छुट्टो होला के
5: घरबाट निस्किने अघि पर्स ब्यागभित्र हाले जस्तो लाग्छ
2: बाटोमा कतै ब्याग खोलेको त छैन कि ब्यागमै छ कि नत्र घरमा होला पर्स होस् छोडिदिनु बाउजू छिटो छिटो दर्शन गरेर जाउँ
5: रियानालाई पहिलोपल्ट मन्दिर दर्शन गराउन ल्याएको धुप प्रसाद किन्न पर्छ अनि पैसा चाहिएन त
2: घरमै छोडेको होला क्या बाउजू अनि यहाँ खोजेर भेट्छ त
5: हाले जस्तो लाग्छ कता परेछ
6: इन्दु दिदी
5: ओहो हरिश
6: हाई कुसुम
7: हाई
6: मन्दिर दर्शन गर्न आउनुभयो तपाईँहरू
5: अँ भान्जीलाई पास्ने गरेपछि एकपटक मन्दिर दर्शन गराउन ल्याउनु पर्छ भनेर दर्शन गर्न आएको के ल यही रहेछ त पैसा कुसुम यत्रो खोज्दा नि कस्तो नदेखा अनि तिमी चाहिँ के गर्न आएको यहाँ हरिश
6: आज क्याम्पसमा क्लास नै भएन घरकै छिटो जानु भनेर घुम्न आएको दिदी साथीहरू पसलमा चिया खाँदैछन् म चाहिँ यसो धर्म कर्म गरौँ भनेर
5: ओहो धर्म कर्ममा विश्वास लाग्न थालेछ नि त हरिशलाई हँ कुसुम
6: अनि कुसुम के छ तिम्रो हालको
5: त्यसलाई अप्ठ्यारो भयो जस्तो छ खोइ म बोक्छु दिनु त मेरो ब्यागलाई दिनु आऊ बाबा आऊ मम्मीसँगै आऊ उ हरिश मामा भने त
6: हेलो लियाना
2: इन्दु बाउ चाहिँ छिटो गरौँ न मलाई स्कुल जान ढिलो आउँछ
6: कुसुम तिमी मसँग रिसाएको
2: हो इन्दु बाउजू
6: बोल्न पनि गाह्रो मानेछ यार नरिसाउन यार ल फेरि पनि सरी भयो
2: भयो हरिश मलाई तिमीसँग त्यो विषयमा कुरा नै गर्नु छैन
6: त्यस्तो नभन नि कुसुम
2: बाउजू दर्शन गर्न जाऊ न भने
5: होइन के हो दुईजनाको बोलचालै छैन जस्तो छ हरिश
6: म त बोलिरहेको छु नि दिदी कुसुमलाई भन्नु न वास्तै गरिदिनु
5: कस्तो केटाकेटी जस्तो के तिमीहरू एकअर्काको कुरा चित्त नबुझे भन्नु बोल्दै नबोलेर पनि हुन्छ त कुसुम
2: अनि तपाईँ कस्तो कुरा गर्नुहुन्छ बाउजू हरिशले अझैसँग गरेको कुराले मलाई स्कुलमा कस्तो अप्ठ्यारो परेको छ भने मैले तपाईँलाई अस्ति नै भनेको होइन
5: अँ अनि
2: त्यही कुराले मलाई कम त अप्ठ्यारो परेछ स्कुलमा सबैले हरिशसँग नाम जोडेर जिस्काउन थालिसके मलाई
5: आफैले मन पराएको मान्छेसँग नाम जोडिँदा नि के को फिर एक न एक दिन सबैले थाहा पाउने कुरा त हो
2: अँ थाहा पाउने कुरा हो भन्दैमा अहिले नै हरिशले नभएको नभएको कुरा गर्दै हिँड्न मिल्छ
6: ए ल्याङ नगर न यार मैले कसैलाई केही पनि भनेको छैन
2: खुब छैन होला गफ दिन्छ
5: अरे झगडा नगर्नु न एकअर्कालाई माया गरेपछि यस्ता साना साना कुरालाई सामान्य लिनुपर्छ यस्तो सानो कुरामा पनि रिसाएर बस्ने हो त कुसुम
2: तपाईँ सानो कुरा भन्नुहुन्छ बाउजू मलाई त्यही कुराले स्कुल आउन जान गाउँमा यताउता हिँड्न कस्तो गाह्रो हुन थालिसक्यो जो भेट्यो मेरै कुरा गरेर बस्या हुन् कि जस्तो लाग्न थालिसक्यो मलाई
6: ए कुसुम आफूले आफूलाई सेलिब्रिटी जस्तो ठान्दै गयो नि तिम्रो पछि लाग्न फुर्सद कसलाई हुन्छ र
2: भयो हरिश धेरै नबोल है तिमी बाउजू म घर जान्छु लिनु तपाईँको ब्याग
5: कहाँ मलाई एक्लै छोडेर जाने भने कुसुम
2: मलाई बस्नु छैन यहाँ
6: कुसुम कस्तो फेरि
5: कस्तो होला के यो हरिश कुसुम उल्टो रिसाएर गई जाऊ फकाएर ल्याऊ
6: जान्न मैले के गरेँ छ र ऊ आफै सानो सानो कुरामा रिसाउँछ दिदी पनि मलाई गाली गर्नुहुन्छ
5: हेर हरिश कुसुम सानोतिनो कुरामा रिसाउने केटी त पक्कै होइन कतै तिमीले अस्ति मेरो कोठामा त्यस्तो केही नराम्रो त गरेनौ नि

0: जुस्तो खाइयो, तर मसँग पैसा चाहिँ छैन है विवेक दाई।
1: मैले के तमुलालाई पैसा तिर भने छ र?
0: भने पनि के गर्नु, आफूसँग सुकको छैन।
1: चुपलाक, म दिउँला नि दुई गिलास जुसको पैसा तिर्दैन तेरो दाइले।
0: त्यही तपाईँले तिरिहाल्नुहुन्छ भनेर त खायो नि मैले।
1: तिमीले एउटा दामी गिफ्ट दिनु पर्यो दाई भन्दै थिइस् कि, त्यही किन सक्काइस पैसा
0: कहाँ दिन, बरु किन्दैन दाई, दिन्छु डिम्पललाई।
1: त तोरीले गिफ्ट दिने, मैले किनिदिनु पर्ने, त आफै किन्न।
0: आफूलाई यहाँ घरबाट तिर्ने पैसा नभए कस्तो हैरान छ, गिफ्ट किन्नु त परकै कुरा हो।
1: तेरो घर भेटलाई अरू कुराको मतलब नभए नि, पैसा चाहिँ टाइम टु टाइम चाहिने होइन।
0: त्यही त हैरान छ दाई, महिना पुग्यो भने जहाँबाट भयो नि पैसा टपकै ल्याइदिनु पर्यो अरे।
1: यो टेन्सन भन्दा एउटा आइडिया लगाइदिन्छु, गरिस् भने त जिन्दगी भाडै तिर्नु पर्दैन, जहिले फ्रीमा बस्न पाउँछस्।
0: कहिले भाडा तिर्नु पर्दैन अरे?
1: फ्रीमा बस्न पाउँछस् गर्छस्?
0: भन्नु न पहिला के हो त्यस्तो।
1: घर बेटीको छोरीलाई उडाइदिए केटा, अनि त्यही घरमा घर चाहिँ बस, अनि तसँग माग्छन् भाडा।
0: हे के किन होला भने त, यहाँ तनाव भइरहेको होला, झनै जोक मात्रै गर्नुहुन्छ।
1: के गर्छस् त अब?
0: के गर्नु गर्नु, यसपालिको भाडा तिर्नु पाए पछि पछिको त मिलाउँदै गइन्छ। विवेक दाई, अर्को एक गिलास जुस पनि खाऊ जस्तो भयो हौ।
1: खान त मोल दाई, अर्को एउटा पनि बनाइदिन् त। अनि तैँले त्यो अस्ति घरबाट पठाइदिएको 15,000 छ भन्दै थिइस् त, कहाँ लिस् त्यो पैसा?
0: त्यो पैसा त अन्त्य खर्च भयो।
1: कहाँ?
0: खासमा डिम्पलले साह्रै समस्या पऱ्यो, अलिकति पैसा देऊ न भने अनि सबै पैसा उसैलाई सापटी दिएछु।
1: खुब राम्रो काम गरेछ अस्त, अब त्यो पैसाको आश नगरे हुन्छ केटा। बरु भन, अब के गर्छ अस्त?
0: अब अन्त पनि के माग्नु, सापटै त हो, 5,000 जति तपाईँले नै दिनु न त।
1: मसँग भा भयो, यतिका कुरा गर्नु पर्थ्यो त तँलाई, अघि नै दिइसक्थेँ नि।
0: तपाईँसँग आश थियो, यति पैसा त तपाईँसँग पनि होला भन्ने सोचेको थिएँ। आज पनि भाडा नदिने हो भने त बुढाले कोठाभित्र छिर्नै दिन्न।
1: चिन्ता नगर, एक दुई दिन मेरै कोठातिर बसौँला, भाडाको जुगाड भएपछि बिस्तारै जालास् हुँदैन।
0: त्यसो गरेपछि फेरि घरमा फोन गरिदिन्छ बुढाले, अनि आयुषले भाडै नबुझाएर कहाँ भाग्यो भाग्यो भन्यो भने झनै तनाव। यार
1: तँ पनि त त्यस्तै छस्, अलिअलि ख्याल गर्नुपर्छ नि।
0: के ख्याल गर्ने भन्नुहुन्छ?
1: डिम्पलले मागी भनेर के गोजी नै उल्टिने गरेर दिन्छस् त, अलिअलि त आफूलाई राख्नुपर्छ नि।
0: के गर्ने त, फोन गरेर आमा बिरामी छ 10,000 मिलाइदेऊ न भने भने गरे।
1: भित्रभित्रै लगानी त डर गरी जस्तो केटा, लगानी मात्र हो कि मुनाफा नै आइरहेछ?
0: मुनाफा त्यस्तै उस्तै हो दाई, जहिले बिजी छु अर्को पटक अलि लामो समयसम्म बसौला है भन्दै हिँड्दै गर्छ।
1: अनि आफैले ट्राई गर्नुहोस् होला, यो त भनेर मात्र हुँदैन क्या, मिलाउन पनि जान्नुपर्छ। तँलाई आफैले आइज भने त कसले बोलाउँछ र?
0: आफूलाई त दाई त्यस्तो कुराको कुनै आइडिया नै छैन भन्दा नि हुन्छ।
1: आइडिया छैन कि हिम्मत छैन?
0: खै हिम्मत नभएको पनि होला, उसलाई त झन् भन्ने आँटै आउँदैन।
1: अब चाहिँ मलाई तमाथि नै शङ्का लाग्नु थाल्यो, यत्रो चान्स मिलाइदिँदा पनि केही गर्न सक्दैनस् भने केही समस्या चाहिँ पक्कै छ कि क्या हो तमा?
2: होइन, हेप्न पनि के साह्रो हेप्न थाले है यी छिमेकी भन्दाहरूले पनि, अर्काको घरमा उजेलाई छिर्न नपाउने गरी घरै छडाइदिने।
3: यसका फुर्ती हेर न फुर्ती, मान्छे कोही नदेखेपछि ठुल्ठुलो स्वर चिच्याउँछ।
4: त्यही पनि उनीहरूको जग्गा उनीहरूकै घर, हामीलाई के अधिकार तिमीहरूको हाम्रो भन्दा अग्लो घर नबनाऊ भन्नलाई?
2: हो भो, बिचमा त्यसै बाठी पल्टेर तिमी पनि धेरै नबोल रमा, अब छिमेकमा बसेपछि छिमेकी जस्तो त हुनु पर्यो नि।
3: धेरै पत्तर पत्तर नबोल, सक्सेस भने शालिक चोकमा यो भन्दा अग्लो घर बनाएर देखाएस यी माझकोटियाहरूलाई, तँलाई मेरो आशीर्वादै छ ल।
2: अब आशीर्वादले मात्र घर बन्ने भयो त कति बन्थे बन्थे नि आमा।
3: पैसा कमाउन तँलाई कसले छेक्यो त?
2: पहनु न आमा, त्यसकै लागि त यो सारा तयारी हुँदैछ त। ऊ त्यो सानो खोरको ठाउँमा अब ठुलो खोर बन्छ, 100-100 कडकनाथ मजाले अट्ने खालको खोर बन्नु पर्ने। अब
3: पैसो न साइसो टिकेट त्यस त्यस कुखुरो त पाल्ने अनि खोर बनाउने पैसा खोइ त।
4: यत्रो छतभरिको खोर बनाउन केही नभए पनि 60-70,000 त पक्कै पनि लाग्ला।
3: त्यही त, त्यत्रो पैसा खोरमै फसाएर कुखुराको चल्ला चाहिँ दाँत फुकालेर ल्याउनु।
4: त्यही त
2: त्यही त, अनि मलाई चाहिँ बाउला कुकुर टोक्यो हो र घाटाको काम गरौँला त।
3: सुरुमा लगानी जति जम्मै खोरमा खनाएपछि बाँकी पैसा कहाँबाट ल्याउँछस् भन्ने चिन्ता हो मेरो चाहिँ।
4: त्यही त, बरु यसो अनुदान पाइन्छ होला नि खोर बनाउन।
2: अरे होइन, दान मात्र मागेर लाख लाख कमाइला भनेर सोचेर होला त भने।
3: हो त नि, पालिकामा कुनै के स्वरोजगार कार्यक्रम सार्यक्रम भनेर पैसा आएको आई गर्छ अरे, के भनेदेखि वडा अध्यक्षलाई भनेर यसो 40-50 हजार जति फुत्काए पो।
4: त्यही त, पालिकाको अनुदान लानेले लगिराखेकै छन्।
2: सुन्नु त, मैले पनि कृषिमा टन्नै पैसा छ भन्ने सुने हो, तै पनि एकचोटि वडा अध्यक्षलाई सोध्नु पर्ला।
3: सोधिहाल्न त, अहिले नै फोन गरेर सोध।
2: हो है, फोन कता पर्छ फेरि?
3: इला, मेरै फोनबाट गर्न।
4: ऊ त्यहाँ खोट छेउमा राखे जे मान्थे, खै त अहिले
3: सन्देश आथ्यो हाम्रो पछि पछि, अब पक्का त्यसले लग्यो। ल
2: ए रमा, जाउ त त्यो सन्देश कहाँ छ खोजेर ल्याऊ त।
5: ल ल, कुन कुनामा पो लुकेको छ त।
2: फोन है उठाएनन् त,
3: कतै बैठक सैठक कहाँ होला, फेरि गर न, उठाइहाल्छन् कि।
2: अहिले छोडिदिनुहोस्, भोलि आफै जान्छु वडा कार्यालयमा।
4: कतिखेर फोन लगेर तल कोठामा गएर गेम खेलिरहेछ।
2: ओ सन्देश, त यहाँ आइज गदा।
6: तपाईँले मलाई पिटी आउनुहुन्छ नि भन्नु।
2: तँलाई बिस्तारै माया गर्छु यहाँ त।
4: उचप नान है नान, मैले बल्ल बल्ल फकाइ फकाइ ल्याएको छु।
2: होइन, तँलाई एकछिन मन नचलाइ मर्छस् त, तेरो पिडुलाको मासु झारी राख्ने
4: यति सानो बच्चालाई
3: दुई चार थप्पड लाउँदै सारी जन्ड भएको के भनेदेखि डर पनि चाहिन्छ।
2: कहिले स्वच्छ गरेर सामानको क्षति, कहिले साथीहरूलाई पिट्दै हिँड्ने, कहिले पिठाइ गर्ने, मोबाइल त झन् देख्ने नहुने।
4: उच्चको रिस्तो देख्नु भएको छ नि।
1: होइन, बिहानै बिहानै छतमा भेला भएर के कुरो?
2: मेरो छत मेरो घर, यहाँ हामी रौँ कि हाँसौँ कि रमाइलो गरौँ कि, तपाईँलाई के को समस्या? ठुलो घर त भन्दैन, छत आएर अर्काको घरतिर च्याउनु पर्दैन।
1: कस्तो मान्छे
4: रहेछ जगत दाईले, हेर्नु त छोरीहरूलाई माया गरेर समझदार बनाउनु भएको छ नि बाउ। हुनु त
3: यु खेपेको मकै सप्रिन्छ, गोदाई खेपेको छोरो सप्रिन्छ, कुरो बुझिस्? तेरो लोग्नेले पनि यतिको पनि हुन्थेन।
2: होइन, जगदाले जे जे गर्यो मैले पनि सबै कुरा त्यस्तै गर्नुपर्छ भन्ने छ। जुन कुरामा पनि जगदाले नै लर जोड्न थालेछ त, जागिर लगाइदियो भनेर हो कि अरू कुनै केही छ?
7: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
8: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्रा राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा चार त्यसपछि दुई थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 67
2: ल ल ल ल ल फेरि उता भाग्यो छेक त्यताबाट नत्र भागिहाल्छ नि यी चल्लाहरू ब्रोइलरको जस्ता बोता हुनुहुन् कि यी कडकनाथका चल्लाहरू
3: छिक्या त छु नि
2: ल त यिनीहरूलाई खोरभित्र होलिहालौँ दौडेर हैरान पार्न आँटे त
4: थाहा नठाउ खै कसको रहर भने अरे उसै त साँगुरो छ त्यसमाथि कुखुराको हिलम कुखुराको सुली गनायो भनेर कोही झगडा गर्न आयो भने चाहिँ मलाई नसुनाउनु नि
2: टक्क लाएर दुनियाँले यसो भन्लान् उसो भन्लान् भनेर मैले के व्यवसाय नै नगरौँ त अब उसो भए
3: आफूलाई थाहा नै नभएको काममा ऋण काटी काटी हात हाल्दा भोलि डुब्ने पो हो कि यसो थाहा पाउने मेसो गरे हुने नि एउटै चल्लो मर्यो भने कति घाटा लाग्छ
2: कुखुरै जहिरे पानालाई के कुरा थाहा पाइरहनु पर्छ र अब योभन्दा पहिला पनि ल्याएको जति कुखुरा जस्ताको तस्तै हुर्काएको हो क्या अरे
4: त्यही त जो ढलेको सिनको उठाउँदैन उसैका सल्लाह ठुला सेठानी भएर कमाएर हात लाएर कुरा नगर सगै लाग
3: अब सधैँ कुखुरा पाल्ने हो भने तालिम सालिम लिएर अलि खुल्ला ठाउँ भाडामा लिएर राम्रैसँग गरे भो बरु
2: पहन
4: जो ढलेको सिनको उठाउँदैन उसैका सल्लाह ठुला सेठानी भएर कमाएर हात लाएर कुरा नगर सगै लाग
3: अब सधैँ कुखुरा पाल्ने हो भने तालिम सालिम लिएर अलि खुल्ला ठाउँ भाडामा लिएर राम्रैसँग गरे भो बरु
2: पहन पहिला यो लटको लगानी अनुसार नाफा कति हुने रहेछ हेर्नु परेन अस्ति पो पालिकाले सित्तमा चल्ला दिएका थिए र लगभग सबै नाफा पो अब यसपालि त
4: यसपालि के भयो र फेरि
2: अलि ठुलो लगानीमा राम्रैसँग गरौँ भनेर ऋण निकाल्न खोज्दा तपाईँले घर धितो राख्नै दिनु भएन
4: घर धितोमा राखेर ऋण निकाल्न त म दिँदै दिन्न भोलि घरै उडाइदियो भने
2: उठ्छ त्यसै देख्नु भएको छैन र कुखुरामै लगानी गरेको भने
4: देखे देखे 70 चल्ला किन्न 1,00,000 रुपियाँ लाग्छ सुनको चरो हो र यो कौवा जस्तो कालो न कालो छ के भनेदेखि गफ चाहिँ 1,00,000,000
2: अनि महँगो छ नि त हुर्किएपछि एउटै 3,000 जतिमा बिक्छ यी चल्लाहरू मात्रै 12,000 रुपियाँका हुन्
4: अनि 12,000 चल्ला ल्याउन 1,00,000 ऋण के भनेदेखि त्यो पनि घर धितोमा राखी ए
2: अनि खोर बिस्तारामा 30,000 दानाको लागि 30,000 गरेर 72,000 रुपियाँ यता कुखुरातिर लाग्यो अनि बाँकी 30,000 पुरानै तिरन्तरण थियो
3: यत्रो लगानी भएको छ के गरी तलमाथि भए ऋणमाथि ऋण थपिएर झन् गाह्रो पो हुने हो कि
2: के खान्छ आँटीले के खान्छ डाँटीले किन डराउने
4: हो यो आँटी र ढाँटीको हुने काम चाहिँ आफ्नै थैली बोलियो हुँदा मात्रै गर्ने हो के भनेदेखि बाउ आमाले 10 नङ्ग्रा खियाएर जोडेको सम्पत्तिलाई जुवामा जस्तै दाउ थापेर गर्ने होइन बुझिस
2: आफ्नै आमाले पराए जस्तो कुरा गरेपछि के भन्नु र अरू
4: आफ्ना र पराएको कुरा हो र यो के भनेदेखि सधैँ अरूको भर परेर अरूका थाप्ला ऋण थपेर कहिले उभो लागिन्छ आफ्नो रहरको पेसा आफ्नै कमाइले गर्ने हो
2: आफै त गरेको छु नि धन्न ढावा थियो र त्यही धितो राखेर पैसा निकालियो
4: तँलाई मैले कतिचोटि भनिसकेँ यो घर तेरा बाउको एकमात्र चिनो हो भनेर कम्तीमा म बाँचुन्जेल त मलाई यही घर शान्तिको सास फेर्न दे म मरेपछि तैँले नै त हो नि खाने
2: अब फेरि पितृकी कुरा गर्न लाग्नु भयो होइन सम्पत्ति भन्ने कुरा परेका बेला काम आएन भने के काम मरेपछि खाने तैँले नै हो भनेर के मैले तपाईँ नै मर्ने दिन कुरा बस्नु त अब
4: ठिक्क पाजी यो कुरो सुन्नु अघि मलाई किन काल आएन होला कान्छो छोरो भनेर अरू सबैलाई बिर्सेर तैँसँग बसेको आज यही कुरा सुन्नलाई हो
2: ल हेर न फेरि न्यु खोजेर
4: अझ मैले न्यु खोजेको अब हेर म मरेपछि पनि यो सम्पत्ति तैँले पाउँदैनस् बुझिस म नातिको नाउँमा गरिदिन्छु
5: उतै देखाउन त दाई
6: यो
5: त्यो होइन के
6: कुन त यो
5: त्यही साडी भने के
6: यो चाहिँ हो
5: देखाउन त
6: यो त झन् प्योर सिफन हो छाम्नु त कस्तो नरम छ
5: नरम रहेछ नरम त नरमै रहेछ तर खै पट्या ठाउँमा त राम्रै थियो खोलेसित कस्तो फुस्रो देखेँ है राम्रै छ त मलाई त राम्रो लाग्यो मलाई त चित्तै बुझेन
7: अरे यो मितिनीलाई चित्त बुझाउन त कति गाह्रो भएको भने फसाले दाइलाई पनि दिक्क लागिसक्यो होला है
6: के दिक्क लाग्नु हाम्रो त कामै हो साडी देखायो पट्यायो अब सुरु सुरुमा त अल्छी लाग्छ

0: अहिले त बानी भइसक्यो।
1: यहाँ भएको साडीहरू त मलाई खासै राम्रो लागेन है, अर्को पसलमा हेर्ने हो त मितिनीजी।
2: हुन्छ नि त, जाउँ त।
0: तपाईँहरू एकछिन बस्नुहोस् न त, म अरू डिजाइन पनि देखाउँछु। हिजो भर्खर बुटिक पिसहरू झर्या छ, म लिएर आइहाल्छु।
1: कहाँबाट?
0: गोदामबाट, यही नजिकै छ के। ल म आइहालेँ है।
2: होइन, कुर्ताहरू चाहिँ राम्रै लागेर किने हो कि मैले मन पराएको भएर हुन्छ भने हो मितिनी?
1: राम्रो नै छ, साँच्ची लुगा सिलाउने मान्छे आउँछ भन्थ्यो, खोइ अहिलेसम्म आएन त।
2: खाना खान गएको मान्छे एकछिन त टाइम लगाउँछ होला नि।
1: बरु विलासनगरमै बुटिकमा बनाउन दिनुपर्ने रहेछ है मितिनी, आफूले भने जस्तो त हुन्थ्यो।
2: अँ, तपाईँले उतैबाट किनेर ल्याएको भए मैले आफ्नो मितिनीको बिहेको कपडा छान्न पाउँथेँ, त्यही भएर त मैले तपाईँलाई उताबाट ल्याउन नदिएको।
1: कस्तो बाठो
2: बाठो हुनु परेन त, आफ्नो बिहेमा त्यस्तो केही पनि गर्नु पाइएन। मितिनीको बिहेमा रहर नमेटे कसको बिहेमा मेट्नु?
1: एउटा कुरा भन्यो मितिनी। के कुरा? तपाईँलाई त्यो अनन्तलाई सम्झेर रिस उठ्छ कि उठ्दैन?
2: छोड्दिन्न, ए बितिसकेको कुरा गरेर के काम?
1: बितिसकेको कुरा भनेर हुन्छ मितिनी? तपाईँको कति सपना तोडिया छ त्यसले भन्नु त। मेरो मितिनीलाई धरधर रुवाएको छ।
2: आफ्नो भाग्यमा जे छ त्यही हुने त हो मितिनीज्यू, मेरो भाग्यमा नेत्र जस्तो मान्छे लेखा रहेछ। ए छोडिदिनुहोस् न,
1: मलाई त त्यो दिन सम्झ्यो कि त्यसलाई सराप्न मन लाग्छ, त्यसलाई त कहिले राम्रो नहोस्। अरे फेरि सन्तोष दाईको ब्याग माएर ल्याएको छ यो हरिशले, यसैले थुत्रो बनाइदिने भयो।
3: ए दिदी, थुत्रे ब्याग त हो नि।
1: फेरि के सामान चाहियो रे आमालाई?
3: खै चार पाँचवटा छ, अघि भन्न बिर्सिनु भयो रे। लाउनु, यसमा लेखा छ।
4: ए बहिनी, कसको लुगा नाप्ने भने?
1: ए मेरो मेरो हरिश, ल यो लिस्ट तै राख, म लुगाको नाप दिएर आउँछु है। मितिनी त्यो कुर्ता तान्नु त। ल म आइहालेँ है मितिनी।
2: हस् हुन्छ।
3: इन्द्र दिदी, खोइ कुसुमलाई पनि ल्याउँछु भन्नु भएन, आइन?
2: अह आइन, प्रेम कुमारी काकीले आउन त दिनुभयो न।
3: क्या बोर भयो, म त झन् ससी दिदीलाई कुसुम चिनाइदिन्छु भनेर सोचेको थिएँ। हे
2: हेर न कुरा गरेको, मितिनीले कुसुमलाई नचिने जस्तो कत्ति न। मितिनीलाई सबै थाहा छ तिमीहरूको बारेमा।
3: थाहा छ, त्यही पनि आफैले मेरो गर्लफ्रेन्ड भनेर चिनाउँदाको मजै बेग्लै नि, होइन?
2: आफ्नो गर्लफ्रेन्ड अर्काको हुन लाग्यो थाहा छैन
3: के?
2: कुसुमको बिहेको कुरा चल्या छ त थाहा छैन?
3: कुसुम?
2: खै त्यो त मलाई राम्रोसँग थाहा छैन, तर कुसुमको ठुलो मामाले खोज्यारे भनेर गाई गुई हल्ला सुनेको छु।
3: अनि कुसुमले बिहा गर्छ रे त्यो केटासँग?
2: उसले गर्दिन भने पनि आमा बाबुले कर गरेपछि कसको के लाग्छ?
3: त्यस्तो कहाँ हुन्छ, कुसुमले मलाई धोका दिन पाउँछ र?
2: अब कुसुमका बाबुआमाले तिमीलाई खुट्टा धोएर आफ्नो छोरी दिँदैनन् क्यारे?
3: त्यसो भए के, कुसुमले मलाई छोडेर अर्कैसँग बिहे गर्छ त दिदी?
5: ओ किशन, ऊ त्यो टेबलमा बसौँ है हामी, यहाँ त फ्यानै चलेन यार, लास्टै गर्यौँ भयो।
6: हा भएको छाड्दे, यहीँ ठिक छ त।
5: तिमीहरूलाई त गर्मी नै नलाग्ने किन हो? हामी पहाडबाट आएकाहरूलाई त यहाँ गर्मी बेलामा साह्रै गाह्रो हुन्छ भने कि बेलुका बेलुका सधैँ गर्मी फाल्ने चिज चिरिप्पो पार्छौ?
6: हल्का त भइहाल्छ नि यार, पहिले नि पार्ने भए जाउँला के रे एकछिनमा यो परौठा खाएर।
5: भयो भयो नजाने, बरु भोक चाहिँ लागिसक्यो आफूलाई, अहिलेसम्म परौठै ल्याइदिनु न त। खै आज तेरो परौठा वाली देखिन्न कि के हो?
6: ए के तेरो वाली भन्छस् है, तँ जस्तो चाहिँ होइन क्या मेरो।
5: के भन्छ
6: हेर्न नबुझे चाहिँ गरेको, गर्ने बेलामा आफूले मस्त मोज गरेर आउने अनि मलाई चाहिँ उडाउने।
5: उल्टो उल्टो नसोच न, मैले तैँलाई छटपटी भएको देखेर भनेको।
6: हुँदै नभएको मान्छेसँग किन छटपटिनु पर्यो र मैले?
5: अहिले नभए नि के भयो त, बजारतिर गएको अलि आइहाल्छ होला नि एकछिनमा।
6: आउँछ बजारबाट, त्यसले होटल छाडेर गएको उहिले हो।
5: ए हो र, अब हेरेर भयो नि चित्त बुझाउँथ्यो केटोले, त्यो पनि बाटै टुटेछ त, साँच्चै छोडेकै हो भने?
6: छोडिसक्यो भने नछोडेको भए भन्थे त।
5: ए मलाई त थाहै थिएन, केही भन्दा नि भन्नुहोस्। त्यसले छोड्यो भन्ने थाहा पाएको भए आउने नै थिएन नि यहाँ।
6: आउने थिएन होइन, त्यही भएर आएको भन्न, त्यो यहीँ भएको भए त म नै आउने थिएन घर।
5: किन?
6: छ एउटा कारण।
5: के कारण हो र, भन्न नमिल्ने हो?
6: भन्नला नि पछि पछि।
5: जहिले त यस्तै गर्छस्, कुरा निकाल्छस् अनि सस्पेन्स राख्छस्।
6: मेरो त्योसँग लफडा पर्या हो के, त्यही हो कुरा।
5: किन लफडा गरिस् त, केटी त माया गीता
6: अब अनुहार मात्रै मायालु भएर भयो र सबै कुरामा माया लाग्दो हुनु पर्यो नि
5: अनुहार चाहिँ राम्रो अरू नराम्रो रहेछ सबै कुरा हेरिसकिस् त
6: त्यस्तो होइन भने कस्तो कुरा गर्छ
5: अनि कस्तो हो त
6: खास कुरो चाहिँ यस्तो हो हेर केही दिन अगाडि चिया खाउँ भनेर म त्यही टेबलमा बसेको थिएँ होइन अनि त्यस दिन फेरि साउ बुढो बजार गएर छ त्यसले चिया लिएर आइ अनि एकछिन बस न भनेको मेरो छेउमा बसिहाली होइन अनि मैले आज त केटीले राम्रै भाउ दिए भनेर यसो एकछिन गफ गरे जस्तो गरे होइन
5: भन्न
6: अनि यसो यताउता मान्छे हेरेर गालामा चुप्प गरिदिएको त
5: के भयो अनि केटी ठाउँको ठाउँ ढली क्या हो
6: ढल्छे ठाउँको ठाउँ जुरुक्क उठेर गालामा झड्याम्मा झापट दिने
5: फेरि गालामा खाइस् तेरो त वर्ल्ड रेकर्ड नै हुने भयो कहिले जुत्ताले खाएको छ कहिले झापट खाएको छ
6: अझ तैँले चाहिँ त्यही टेबलमा गएर बसौँ भन्छस् यार
5: मलाई के थाहा त तेरो त्यो टेबलसँग यस्तो कनेक्सन होला भन्ने
6: ए आयुष
5: भन्न भन्
6: बरु यसो तेरि त्यो डिम्पलसँग कुरा गरेर उसको कोही साथी छन् भने मलाई मिलाइदे भन्न
5: मिलाउछे त्यसले त्यो आफै त हावा टाइपकी छ
6: किन र अस्ति त सँगै घुम्न जाने भन्थिस् त खुब मोज गरे होलास् नि होइन
5: गर्छ मोज बिहानभरि बाटोमा कुराएर आउँदै आइने त्यस्तासँग मोज हुन्छ
6: अब त बिहान 7 बजे भन्या 9 बजे गएर कुरे होलास् त
5: समयमै गएको फक्कटमा 2-3 घन्टा कुराई मात्र
6: अनि फोन गरिनुहोस् त
5: त्यत्रो बेर फोनै नगरी बसे हुँला म
6: अनि
5: फोन पनि स्विच अफ थियो
6: ए त्यही भएर कुरेको कुरैमा परेछ होइन
5: पछि उसैले फोन गरेर हेर न आयुष अर्जेन्ट पर्यो सरी ल पछि कुनै टाइम मिलाउला आज भ्याउँदै नभ्याउने भयो भने अनि फर्के
6: केटी लास्टै बिजी भएर होला के आयुष अब बाहिर जाने फुर्सद नभए रुममै लैजा न आखिर रुममा पनि त एक्लै छस्
7: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
8: गत हप्ता सोधेको प्रश्न थियो तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ यसमा तपाईँहरूले कुसुम आयुष निमकली उत्सव हरीश सन्देश आदि नाम भनेर पठाउनु भएको छ उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भक्तपुरबाट ऋतु मोक्तान हुम्लाबाट सन्तोष शेर्पा दैलेखबाट निमिषा थापा र कैलालीबाट विक्रम कठरिया विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न रहेको छ नाटकमा सरलाले कसलाई झापड हानिन् प्रश्न फेरि एकपटक नाटकमा सरलाले कसलाई झापड हानिन्
9: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार हजुर।

0: धारावाहिक रेडियो नाटक रुपे गुना फल
1: अङ्क 80
2: कति मोबाइल मात्रै हेरिरहेको बिन्ते तैले
3: नगरा भर्खरै त यहाँ प्याक बनाएको छु यो त पुरै मोबाइल कुमारी भइसक्यो नि यसलाई बरु खाना नदिए हुन्छ तर मोबाइल त हुनै पर्यो होइन
4: सही भनिस यार कसु
2: ओहे तिमीहरूले भर्खरै एउटा कुरा नोटिस गर्यो
3: के कुरा
2: हामीलाई के ऊ त्यो केटाहरूले कस्तो हेरिरहेको छन् भने अझ त ऊ त्यो लम्बु छैन त्यो त फर्की फर्की पो हेर्छ हेर त
3: आज बस स्ट्यान्डमा बसेर थ्री स्टारले के प्लान गर्दैछन् भनेर होला नि
2: ए हुन त हेर्दैमा के बिग्रिन्छ र ए हेरौँ न मजाले आफू ठिक हुनुपर्छ केटाहरूले हेर्दा हेर्दै अगाडि आएर फक्लक्कै ढले पनि केही फरक पर्दैन
3: त्यस्तो कुरा नगर त रोजिन तल यिनीहरूको चर्तीकला थाहा नै छैन
2: कस्तो चर्तीकला अस्ति ग्राउन्डमा त्यो लम्बुले तिमीहरूको थ्री स्टारमा मेन स्टार चाहिँ को हो भन्दै आएको थियो क्या
3: अनि के भनिस् त ऊ त्यही हो भनेर खुसबुलाई देखाइदिनु पर्थ्यो नि त खुसबुको नाम सुनाइदिएको भए त केटो गाई भइहाल्थ्यो
2: होइन मैले त्यसरी कुरा गरिनँ
3: कसरी गरिस् त
2: मैले त पहिला किन चाहेर भने होइन अन्त के भन्छ मेन स्टारसँग फोटो खिचेर अटोग्राफ लिनु थियो अरे क्या
3: त्यसरी बेकारमा जिस्किनलाई गला अटोग्राफ यही हो भनेर गालामा छाप बस्ने गरिदिनु पर्थ्यो नि
4: बिचर लम्बु देख्दै त हावाले उडाउला जस्तो छ त्यसलाई झापु दिएर के गर्ने
3: केटाहरूले बेहोरा देखायो भने त ठिक पारिहाल्नुपर्छ के एक्सक्युज दियो भने त सोझै मिसयुज गर्न खोज्छन्
2: त्यही त झन् हामी चाहिँ साथी भनेर यसो कुरा गर्यो अर्को दिनदेखि त पुरै प्रपोज गर्न थाल्छन्
3: ला के भयो खुसबु किन झस्के कि त मैले काइदी सरलाई नोट चेक गर्न दिएको लिनै बिर्सेछु तिमीहरू एकछिन बस्दै गर म अफिसबाट सरसँग मागेर ल्याइहाल्छु
2: भोलि ल्याए हुन र
3: सरले पढ्न दिनु भएको छ त बेलुका के पढ्ने त बस्दै गर्न म आइहाल्छु
2: यो खुसबु यस्तै छ पढ्ने कुरा त यसले मरिरहे छोड्दिन
3: लो यो आयुषले फेरि कहिलेबाट कुल्फी बेच्न थालेछ
2: के भन्छ खै कता छ आयुष
3: ऊ त हेर्न कुल्फीमा आयुष कुल्फी सर्भिस लेखा देखिनस्
2: ए म त साँच्चीकै कहाँबाट आएछ भन्दा नि
3: साँच्चीकै त के कुल्फी बेच्ला र त्यसले
2: के थाहा जहिले पैसा छैन भन्दै हिँड्छ बेच्न पनि के बेर भएर त्यसले त
3: लभो धेरै आयुषको कल्पनामा नडुब कुल्फी खान्छिस्
2: अँ खान्न
3: हेलो कुल्फी यता आउनु न खै दुईवटा कुल्फी दिनुहोस् त पैसा लिनु त आयुष कुल्फी त निकै चिसो पो रहेछ त
2: तर उमालेर दिएको भयो नि कुल्फी चाहिँ चिसो भएछ है
3: अनि तेरो आयुषको के छ त खबर अलि सन्चो भयो अहिले
2: मलाई के थाहा त के भएको थियो त्यहाँदेखि त्यसलाई
3: खै के भयो सन्चो छैन भन्ने सुनेको थिएँ तँलाई फोन आएको छैन
2: अँ छैन त चार पाँच दिन अगाडि चाहिँ एकचोटि फोन गरेको थियो तर मैले रिसिभै गरिनँ
3: तँ पनि यस्तै गर्छस् यार बेकारमा बिचारालाई किन तडपाउँछस् भने
2: लौ मैले के तडपाएर त्यसलाई
3: अनि फोन गरे बेलामा रिसिभ गर्नु पर्दैन त तर तैँले विश्वास नगरे नि आयुषले चाहिँ साँच्चै नै तँलाई माया गर्छ होला नत्र किन फोन गर्थ्यो र भन् त
2: खै
3: अनि धेरै मायालाई सम्झेर धेरै यादमा खाना नखाई बौला तालमा बिरामी भए पनि त हुनसक्छ नि अनि कैयौँ मान्छे आफ्नो प्रेमिकाको यादमा पागल भए देखा छैन सो तैँले
2: हे वायद कुरा नगर्न
3: हे वायद नभन्न त पनि त उसलाई माया गर्छस् त उसको मनको भावना कहिले बुझ्ने प्रयास गरेछस् तैँले
2: अब रिसाएर बसेका मान्छेसँग के को भावना नि तँ पनि कस्तो कुरा गर्छस् यार
3: त्यस बेला तँलाई पनि रिस उठाएको थियो त तर अचेल त फेरि आयुष बोल्न आयो हुन्थ्यो कुरा गरे हुन्थ्यो भन्ने लाग्छ त कि लाग्दैन
2: मलाई लाग्छ भनेर सबैलाई लाग्छ त
3: हो बल्ल ठाउँमा आयुष तँलाई लाग्छ भने उसलाई नलाग्ने हुन्छ त
2: अब के थाहा त मलाई
3: के थाहा होइन चाँडै नै गएर उसलाई भेट उसले माया नै नगर्ने भए पनि माया गर्दिन भन्ला अथवा जे भन्ला तर एकपटक भेट्दैमा तँलाई के हुन्छ भन् त तैँले भेट्दिस् भने निको पो भइहाल्छ कि बिचारा
5: हत्तेरिका को साइदुवा होला ढोका छेउमा राखेको घडा पल्टाउने हेर त पानी जम्मै पोखिएर
6: भइगयो नि त आमा छोडिदिनु न अब जानी जानी कसैले पोखेको त होइन होला टक्क लाएर हिँड्ने बेलामा किन कराउनुहुन्छ
5: खाली लोटा गुल्टेको देखिनस्

0: कस्तो जिद्दी बच्चो होला त्यो भनेदेखि ढोकाभित्र ढकालेर चुकुन लगाइदियो त बाहिरबाट
1: मेरो बाबु मानिहाल्छ नि कस्तो ज्ञानी भएको छ आजकल है
0: त्यो भनेदेखि चाँडो गर के उत्सव समान तेरो छोरा हामीलाई ढिलो भयो
2: पिट्दैन के म पिट्दैन म त तेरो बुवा हुने छोरो त्यत्तिकै पिटोला त म तलाई चक्कलाई आइज जाम भित्र आइज
1: सन्देश सुन न बाबाले तिमीलाई माया गर्नुहुन्छ नि तिमीलाई मनपर्ने मिठो मिठो खानेकुरा किनिदिनुहुन्छ बाबासँग जाउँछ छौ हामीलाई ढिलो भइसक्यो कि हेर न
0: हामी घुम्न जान लागेको हो त बहिनीलाई बिसन्चो भएर अस्पताल जान लागेको हो त्यो भन्दाखेरि बाबासँग बसभित्र
1: लगेर यसले त पाइन्टमै सुसु गरेछ तिम्रो घरले रुदा रुदा पाइन्टमै सुसु गर्यो पहिला पहिला पिज्जा पनि कति पटक सुसु गरेको थियो यसले
2: भनेर पो थप्पड लगाएको हो त बिग्रियोस् भनेर हो र अब यसरी डराउँछ पाइन्टमै पिसाब फेर्छ भन्ने के थाहा छ बाबु सन्देश यहाँ आउँछ
0: ढिलो भइसक्यो हामीलाई के भनेदेखि ट्याप्पो पाखुरा समातेर राख
2: छोरो सन्देश पहिला मेरो कुरा त सुन छोरो बाबु
3: के भयो किन रोइरहेछ सन्देश फेरि पिट्यो कि क्या हो तिमीले उत्सव
2: हे भाइ जतिखेर पनि पिट्छु होला त म रमा र आमा पूर्णिकालाई लिएर विलासनगर आँखा अस्पताल जान लागेको यो पनि जान्छु भनेर हैरान गर्दैछ अब हेरौँ न यहीँ
1: बाउले नपुगे भएको मान्थ्यो होला नि फुरुक्क कहिले माया नगर्नु अनि डरले बस्नै मान्थ्यो लैजाउँ भने पनि दुई दुईवटा बच्चा बिरामीलाई हेर्नु कि चकचकीलाई हेर्नु
2: किन चिन्ता मान्छौ हामी पनि छौँ नि त छोरीहरू छन् ललिता छिन् केटाकेटीहरू मिलेर खेलिहाल्छन् नि माथि नभए तलै बस्ला हामीसँग अब जहाँ अब हप्ता दस दिनको कुरा त हो
1: होस् त यसले मानिरहे पनि छैन फेरि जबरजस्ती छोरी हिँड्दाखेरि यसले केही उपद्रो गर्दैला अनि उत्सवलाई पनि सनक चढेर हात खुट्टा भाग्दैन बेर लाग्दैन होस् लैजान्छ
2: छोरो तिम्रो मात्र होइन मेरो पनि ओरामा मलाई पनि त थाहा होस् त कसरी हेर्नुपर्छ अहिले गाडी छुट्ला तिमीहरू गइहाल
4: यसरी भएन है हल्ला मात्र गरेर त टुङ्गोमा पुग्न सकिँदैन त
5: यसो गरौँ पहिलाको मिटिङमा जे कुरोको सहमति भएको थियो त्यही अनुसार अगाडि बढाउन हुन्न
6: तपाईँहरू दुबईको परिवारमा के कस्ता सल्लाह भए पहिला त्यो चाहिँ सुनाउनुहोस् त
4: त्यही त यत्रो दिन भइसक्यो तपाईँहरूले कुनै निर्णय नै लिनु भएन चेतराज काका के भन्नुहुन्छ तपाईँ
7: के भनौँ रखल छोरीको बाउ परियो हुन्न भनौँ पनि समस्या हुन्छ भनौँ पनि समस्या
5: कस्तो दोधारे कुरा गर्नुभएको काका तपाईँले अब उनीहरूको मन मिलेर विवाह गर्दा के समस्या हुन्छ र तपाईँलाई
7: किन हुँदैन जे भए पनि अन्तर्जातीय विवाह गरेपछि मेरा दाजुभाइ कुलकुलाइनमा त फरक परिहाल्छ नि
4: अब अहिले आएर जात हेरेर हुन्छ र काका
6: त्यही त
5: अब हामीले दायाँ बायाँ के हेर्दैन काका कुसुम र हरिशको बिहे भएन भने सोच्नुहोस् त कुसुमको जिन्दगी कस्तो हुन्छ
4: त्यही पिरले त हो नि नत्र हामीलाई पनि आफ्नै छोरीको आफ्नै जातमा बिहे गरेर पठाउने इच्छा
5: त्यसो भए तपाईँहरू कुसुम र हरिशको बिहे गरिदिन तयार हुनुभएको हो
7: बिहे नगरिदिएर पनि के गर्नु छोरीलाई सधैँ माइतैमै राख्ने कुरा भएन
8: किन बुवा म सधैँ यही घरमा बस्नु हुने कुसुम नहुने भन्ने छ र
7: छोरा र छोरी एकै हुन्छ अर्काको नासोलाई सधैँ आफैसँग राख्छु भनेर संसार चल्छ कुरा गर्छ
8: सुन्नु न बुवा
4: अब फेरि त कराउन नथाल है सौगात
8: चाहिने कुरा गर्यो भने त तपाईँलाई कराएको भइहाल्छ नि
4: हेर सौगात
5: एकछिन एकछिन तपाईँको कुरा अहिले सुनौला मिस्त्री दिदी ल भन्नुहोस् त तपाईँ आफ्नो छोराको बिहे कुसुमसँग गर्न तयार हुनुहुन्छ
4: मेरो छोराले गर्दै नगरेको गल्तीको सजाय किन भोग्ने तपाईँहरू नै भन्नुहोस् त मेरो छोराको कुनै गल्ती नै छैन भने हामीले त्यो कुसुमलाई बुहारी बनाएर भित्राउन कर छ र
9: त्यसो नभन्नु न मितिनी आमा तपाईँ एकजनाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ
10: त्यही त आखिर गल्ती दुवैको हो क्यारे
4: अब सबैको यही इच्छा हो भने मैले मात्रै हुन्न भनेर के हुन्थ्यो होला
8: होइन मैले तपाईँहरूको कुरा बुझिनँ हामीले यिनीहरूको बिहे गरेर पठाइदिँदैमा सबै समस्या सकिन्छ भन्नु त दुवैजना नाबालक छन् के होला यिनीहरूको भविष्य
4: बिहा नगरी यत्तिकै राख्दा चाहिँ यिनीहरूको भविष्य के होला भनेर सोच्नु न सौगात बाबु ल हरिश त केटा मान्छे हो कुसुम त केटी मान्छे हो नि एउटा केटासँग रात बिताएर आएकी छु सोच्नु त एकपटक
8: के कुरा गर्नुभएको तपाईँहरूले एउटा गल्तीले जिन्दगी सकिन्छ र
4: सौगात तँलाई चुप लाग भने सुन्नस्
8: ल हरिश र कुसुम केही दिनसँगै बसे त्यो भन्दैमा यिनीहरूको बिच केही भयो होला भनेर अनुमान गरेकै भरमा बिहा गराइदिने ठिक हो

0: हुन पनि हो, यो कुरा चाहिँ सौगात बाबुले ठिकै गर्नु भएको हो है।
1: चिन्दै नचिने केटाकेटी त सँगै बस्यो भने शङ्का गर्ने ठाउँ हुन्छ। हरिश र कुसुम त एकअर्कालाई माया गर्छन्।
0: त्यही त, यत्रो दिनमा यिनीहरू जोइ पो जसरी बसेनन् भनेर कसैले पत्याउँछन्?
2: हेर्नुहोस्, तपाईँहरूले जे भने पनि म यो बिहे गरिदिने पक्षमा छैन।
3: पहिले कस्तो कुरा नबुझे सौगात, हामीले परिस्थिति अनुसार चल्न पर्छ कि पर्दैन? अहिले कुसुमको बिहे गरेर पठाइदिनु जति राम्रो अरू केही हुन्छ?
2: त्यसो होइन आमा।
0: एकछिन एकछिन, कुरालाई जति लम्बाए उति लम्बिन्छ। हामीले मात्र बिहे गरिदिने कि नगरिदिने भनेर निर्णय गर्नुभन्दा पनि एकपटक हरिश र कुसुमलाई नै सोधौँ न, हुन्न?
2: यिनीहरूले बिहे गर्छु भने पनि हामीले उमेर नै नपुगे मान्छेको बिहे गरिदिने कुरा चाहिँ हुँदैन है।
4: कति कराउँदो रहेछ, जे कुरामा पनि तैँले भन्या हुनुपर्छ भन्ने हुन्छ। तँ खुर्का गर्छ, यहाँ बसेर कुरा मात्र भाँड्ने तँ होस्।
2: हेर्नु, यो बिहेमा रोकेरै छाड्छु, त्यसका लागि पुलिस नै ल्याउनु परे पनि पछि पर्दैन।
1: कस्तो नबुझ्ने मान्छे होला यो सौगात बाबु।
5: छोडिदेऊ त्यो कुरा। ल हरिश भन, तिमी कुसुमसँग बिहे गर्न तयार छौ?
6: छु, मैले त कुसुमलाई मन नै पराएको।
5: अनि कुसुम तिमी नि भन न भन।
7: भन्नु न नानी, किन चुप लागेको?
8: छैन, तपाईँहरूले जति नै कर गरे पनि म हरिशसँग बिहे गर्नको लागि तयार छैन। हरिशसँग मात्र होइन, म अहिले कोहीसँग पनि बिहे गर्दिन।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाई विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? यसको सही उत्तर हो 5 जना। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट खुमकुमारी घिमिरे, सुर्खेतबाट धनचरा बिक, सिन्धुलीबाट युनिक तामाङ र ओखलडुङ्गाबाट दीपनारायण दाहाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? प्रश्न फेरि एकपटक, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 22।
2: बाबा बाबा थाहा छ ल हजुर दिदी चोरी चिक्का कहाँ घुमेर आएको रे नि।
3: ए हो
2: चिप्लेटी पिङ्क के खेलेको रे?
3: खेले के भयो त? पिपल छ तिमीलाई दिने माया मेरो
2: बाबा बाबा मनी त्यस्तै खेल्ने नि।
3: त्यस्तो खेलाउन बाबु लडिन्छ
2: नै खेल्ने के
3: खेल्न हुन्न भनिरहेछ त फेरि
2: त्यसो भए घुम्नु लैजानु।
3: ए कति कराको उनीहरू घुम्न गयो भन्दैमा तलाई पनि जानै पर्छ र चुप लागेर बस।
2: बाबा बाबा कार्टुन
3: पर्दैन मैले हेरिरहेको देख्दैनस्
2: नै
3: फेरि अटेरी भयो त अहिले फेरि
2: मम्मी
3: हजुर मम्मी गर्छ माया गर झन् टाउको चुप लागै भनिरहेछु
2: बाबाले मलाई टिभी हेर्न पनि दिनु भएन।
3: अरे कुरा लाउनु त तँलाई
4: होइन के भयो फेरि
2: बाबाले मलाई पिट्नु भयो।
4: होइन यस्तो बच्चालाई के कुटिरहने
3: के गर्नु त भने केही मान्ने होइन कहीँ नभएको अटेरी
4: आफू चाहिँ के कम छोड छोरालाई मात्रै भन्छौ
3: तिमी पनि आएर फेरि धेरै किचकिन नहर है मलाई
4: मैले बोल्यो कि कसुस हुन थालेछ नि आजकल यस्तो बेहोरा देखाउँछ अनि बच्चा पनि कहाँ नजिक पर्थ्यो त ल चुप लाग तिमी पनि
3: घरमा आएर त म एकछिन पनि आनन्दले बस्न नपाउने भयो होइन अब
4: त्यही त म त बसिरहेको छु नि आनन्दले नरो ल भयो भयो यो स्कुलको ड्रेस खोल के को नाइ फेरि यो ड्रेसै लाएर सुत्ने विचार छ क्या हो
2: जाडो हुन्छ के
4: अर्को न्यानो कपडा लगाइदिन्छु नि भोलि लाएर स्कुल जानु परेन हेर त यस्तो मैला भइसक्यो खोल त छोरा ज्ञानी छ नि मेरो बाबु खोलो खोलो
2: मम्मी मम्मी मलाई चक्लेट दिनु है त
4: ल ल म भोलि ल्याइदिउँला है ल खोल त स्कुलबाट आएपछि ब्याउनेहरूले फेरिदिएको भए नि हुन्थ्यो नि सबै मैले ब्याउनु परेको छ ल यो लगाऊ।
3: होइन रमा म चाहिँ सुती सुती खाए जस्तो कुरा पो गर्छौ त एकछिन के टिभी हेर्नु लागेको तिमीले धेरै सन्न
4: नहेर भनेको छैन कसै
2: मम्मी भोक लाग्यो
4: भोक लाग्यो जाऊ हजुर मलाई भन यसो शान्तिनो काम गर्दै त मलाई नि सजिलो हुन्थ्यो होला नि हाम्रो नि फलामको जिउ होइन क्यारे सबैतिर मैले भ्याउनु पर्ने
3: होइन के भयो कि रमा तिमीलाई पहिले त यस्तो कुरा कहिले गर्दैनथ्यौ त कि डक्टरको कुराले उचालिए के हो के भयो किन बोल्दैनौ त
4: के बोल्ने हो र म बोल्यो कि तिमी आमा छोरालाई रिस उठिहाल्छ
3: फेरि आमाको कुरा चाहिँ कहाँबाट आयो नि तिमी आजकल अलिक बढी नै बोल्न थालेछौ है रमा
4: मैले बोला देखाएको छु नि आफूले गरेको कसले देखोस्
3: होइन के चाहिँ गरेको छु मैले त्यस्तो
4: घरमा के भएको छ कसो भएको छ सकेर गरेको छु कि नसकेर गरेको छु कि केही मतलब छैन
3: के गर्नु तिमी नै भन त कि काम गर्ने मान्छे ल्याएर राख्नु पर्यो अब त्यो हैसियत हामीसँग छैन
4: काम गरिराख्नु पर्यो नि भनेको छैन नि कमसेकम त्यो बच्चालाई पढाइदिए त हुन्थ्यो नि उहाँ स्कुलबाट कम्प्लेन आइरहेछ यहाँ आफूलाई
3: कस्तो कम्प्लेन
4: कस्तो हुनु नि होमवर्क पनि गरिरहेको छैन रे भनेको पनि मान्दैन रे अरूलाई पनि पिट्छ रे घरमा तपाईँहरूले ध्यान दिनु पर्यो नत्र स्कुलमा राख्न सक्दैन भन्दै थियो
5: जहिले भोलि भोलि भनेर हुँदैन अध्यक्षज्यू
6: हे तेरी नरिसाउनु न सौगात भाइ
7: तपाईँ त आफ्नै खल्तीबाट पैसा हाल्ने जस्तै गर्नुहुन्छ त अध्यक्षज्यू
6: तपाईँ पनि नरिसाउनु न नेत्र भाइ सकेसम्म दुईवटा ट्याङ्की बनाउन पाए तल्लो गाउँकालाई पनि सजिलो हुन्थ्यो काम गर्न अलिकति समय त लागिहाल्छ नि
7: अरू कुरा मलाई थाहा छैन अध्यक्षज्यू हाम्रो गाउँमा चाहिँ जति सक्दो छिटो काम सुरु हुनु पर्यो
5: अध्यक्षज्यू तपाईँ पनि यही ठाउँको तपाईँलाई हामीले पानीको समस्या छ भनेर भनिरहनु पर्छ र पानीको समस्याले काम गर्न गाह्रो भइसक्यो थाहा छ त तपाईँलाई
6: बिल्कुलै हो सौगात भाइ मैले होइन भनेको छु र
7: मुखले मात्र हो भनेर हुन्छ त काम गरेर देखाउनु पर्यो नि
5: हाम्रो युवा समूहले निवेदन लेखेर दिएको 4 महिना भइसक्यो अझै काम थालेको छैन यस्तो तालले त यो वर्ष पनि बन्दैन पानी ट्याङ्की
6: सुन्नुहोस् तपाईँहरू ओडा भेलामा पनि हाम्रो यसबारे कुरा भएको थियो खानेपानीका लागि छुट्याएको बजेटले 2 ट्याङ्की बनाउन पुग्दैन अब एउटा मात्र ट्याङ्की बन्ने भएपछि सबै ओडावासीलाई सजिलो हुने गरेर सोच्नु पर्यो नि होइन त सौगात भाइ
5: तपाईँको कुरा ठिकै हो तर तल्लो गाउँमा भन्दा हाम्रो गाउँमा पानीको धेरै दुःख छ साना गाउँमा त साना साना कुवाहरू थुप्रै छन् अहिले एउटालाई मात्र पुग्ने बजेट छ भने यहाँ काम सुरु गरौँ त्यहाँ बिस्तारै बनाउन
6: उनीहरूले पनि त त्यसै भन्लान् यता पहिला गरे उताका रिसाउने उता गरे यताका रिसाउने अब सबैलाई मिलाएर राख्नै पर्ने
7: मिलाएर राख्नु पर्यो भनेर एउटालाई मात्रै मारमा पार्ने काम त गर्नु भएन नि अध्यक्षज्यू।
6: नरिसाउनु न नेत्र भए, हेर्ने नै हो भने हाम्रो ओडाभरि चार ठाउँमा ट्याङ्की चाहिएछ। आवश्यकता धेरै छ, बजेट कम छ, काम गरौँ भन्दा पनि काम गर्नै पाएको छैन।
5: बजेट कम छ, सबै ठाउँका लागि एकैपटक काम गर्न सकिँदैन भने जहाँ धेरै आवश्यकता छ त्यहाँ काम थालौँ। काम गरौँ नै भनेर लाग्यो भने गर्न नपाइने हुन्छ र अध्यक्षज्यू।
7: काम त गर्न पाउनु पर्यो नि।
6: त्यस्तो भए यसो गरौँ सौगात भाइ, सबै ओडाको प्रतिनिधित्व गर्ने गरेर तपाईँहरू एउटा समिति बनाउनु र अहिलेलाई ट्याङ्की कहाँ बनाउने भनेर समितिबाटै निर्णय गरी लिखित रूपमा ओडामा बुझाउनुहोस्। हामी त्यही अनुसार काम थाल्छौँ।
7: अहिले चाहिँ ठिक कुरा गर्नुभयो अध्यक्षज्यूले।
5: हुन्छ नि त, जति सक्दो चाँडो हामी समिति गठन गर्छौँ, त्यसो भएपछि हामीलाई छलफल गर्न पनि सजिलो हुन्छ।
6: हेलो, हजुर हजुर राजेन्द्रजी, म निस्किहालेँ। हुन्छ हुन्छ, सुन्नुहोस् न, मेरो एउटा मिटिङ छ, अहिलेलाई म निस्किन्छु, तपाईँहरू त्यसै गर्नुहोस् न त है।
5: हस् अध्यक्ष, नमस्कार।
6: ल नमस्कार।
5: बुढा कामभन्दा कुरा धेरै गर्छन्
7: हो भने यो पानीले त धुरुकै पारिसक्यो। अब आमाको घुँडाको समस्या छ, गाग्री बोक्न सक्दिनँ भन्नुहुन्छ, इन्दु पनि पानी ओसार्दा पेट दुख्छ भन्छ, मैले कता मात्र गर्नु के।
5: त्यही त दाइ, मलाई पनि अहिले नै कहिलेकाहीँ पानीले अप्ठ्यारो पार्छ, अब झन् बाख्रा थपो भने यस्तो पाराले कसरी हुने खै।
7: साँच्ची ब्याङ्कबाट ऋण लिने कुरा के भयो?
5: प्रोसेस हुँदैछ दाइ।
7: के टाउको दुखाउनु मन लाग्यो होला, अहिले पनि पुगेकै छ, अलिकति भएको खेत पनि ब्याङ्कमा धितो राखेर हुन्छ भाइ, त्यही पनि गयो भने
5: राम्रो हुन्छ कि भनेरै गर्न लाग्यो हो, आफूले सक्दो गर्नु।
7: मलाई चाहिँ कति कति ऋण लिन लाग्यो अरे?
5: माग्न त सात मागेको छु, हेरौँ धितोले पुग्छ कि पुग्दैन।
7: लाख? त्यत्रो पैसा बाख्रामा हालेर के होला खै, भने जति मूल्यमा बेच्न पाए त हो ल, कहाँ लगेर बेच्नु, बजारमै छैन कसले किन्नु।
5: व्यापार भनेकै त्यस्तै त हो नि नेत्र दाई, कति विदेश गएका फर्केर बाख्रा पालेर महिनाको लाखौँ कमाएका छन्, गर्छु नै भनेर लाग्यो भने कसो नहोला।
7: लौ लौ, मैले भने मान्छौ भने त त्यत्रो पैसा नडुबाऊ है।
5: अब पहिला ब्याङ्कको पैसा त आओस्, काम सुरु गरौँ अनि पो।
7: काम बढाउँछु भन्छौ, अब काम बढाएपछि काम सघाउने मान्छे पनि त बढाउने होला नि है।
5: बिस्तारै त्यसका बारे पनि सोचौला नि भाइ।
7: तिमी पठाउन चाहिँ हतार गर्ने, ल्याउन चाहिँ नखोज्ने, यस्तो पाराले चाहिँ भएन है सौगात।
5: के भन्नुभयो नेत्र दाई, मैले बुझिनँ त तपाईँको कुरो।
7: कुसुमको कुरा गरे कि, कुरो कहाँ पुग्यो?
5: कुरा के भन्नु नै थाहा छैन, कहाँ पुग्यो कि पुगेन कसरी भन्नु। मैले कुसुमको के कुरा जान्न खोज्नु भएको दाई तपाईँले?
8: पकौडा त मिठो है।
9: आयुष, तिमीले साइन्सको नोट बनाइसक्यो त?
8: छैन, अब बनाउनु पर्ला, तिमीले बनायौ र?
9: आफू चाहिँ यहाँ तिम्रो नोट पढौँला र एक्जामको तयारी गरौँला भनेर बसिरहेको थिएँ। हुन त कहाँ घुम्दै फुर्सद छैन होला, नोट त के बनाउनु भ्याउँछ र?
8: कहाँ घुम्न जानु र, यहाँ पैसा खडेर राजुलामा।
9: हिजो त फेसबुकमा पुरै खतरा खतरा फोटो आइरहेको थियो त।
8: ए त्यो त यहीँ विलासनगर पार्कको फोटो हो।
9: हाम्रो यो विलासनगरमा त्यस्तो ठाउँ नै छैन, त्यस्तै गफ दिने। कसम त यहीँको पार्क हो, नडाडी भन त।
8: प्रमिस हो, तिमीलाई किन झुट बोल्नु र? खुर्सानी टोकेछ, पाइन त
9: ल्याउ ल्याउ। ध्यान अन्त्य भएपछि खोर्सानी मात्रै होइन, के खान्छौ खान्छौ। ल यो अचाना लगाएको पकौडी खाऊ त, यसले ठिक हुन्छ। इल्यु
8: पकौडी भएको खुर्सानी खाइरहेको छु, झनै पकौडी दिन्छ यार।
9: बढी नै पिरो भाव र यो चकलेट खाऊ त।
8: त्यति सबै होइन, अलिकति देऊ न।
9: इल्यु
8: ओए टोकेरै दिएको
9: खाऊ न खुरुक, भाँचेर दियो भनेको हात फोहोर रहेछ त्यही भएर।
8: खैदेऊ, म त पिरो सहनै सक्दैन क्या, कस्तो भयो भने।
9: खुब एक्लै घुम्न गएको ठिक्क भयो तिमीलाई त, यहीँनिरको पार्क जाँदा पनि थाहै नदी जाने, हामीलाई नै भनेको भए के थाहा, हामी पनि जान्थ्यौँ कि।
8: अब तिमी थ्री स्टार ग्रुपमा हेर्दैमा फुर्सद छैन अनि।
9: के हो त्यो थ्री स्टार भने फेरि?
8: हाम्रो कलेजको थ्री स्टार को छ भन त।
9: मलाई के थाहा को थ्री स्टार को फोर स्टार भनेर, तिमी आफै भन न थाहा भएको मान्छेले।
8: तिमी खुसबु अनि बिनिता, हाम्रो कलेजका थ्री स्टार, कहिल्यै नछुट्ने।
9: ए त्यस्तो भयो, जे पाए त्यही
8: मेसेन्जरमा पनि थ्री स्टार भनेर ग्रुप बनाएर रहेछ त आउँदै थाहा हुँदैन
9: आमा यो आइस त कस्तो घुसघुसे रहेछ कसले भने तिमीलाई भन त त्यही बिनिताले भन्यो होला
8: बिनिता मसँग बोल्दा त बोल्दैन झन् यस्ता कुरा त के गर्नु र
9: के रे के रे फेरि भन त अस्ति त त्यहाँ टिटी बोर्ड पछाडि खुब मस्की मस्की कुरा गरिरहेको थियौ त अहिले चाहिँ बहाना बनाएको हेर नि त्यहाँ
8: ल कहिले मस्क्यो म
9: अब जहिले भए पनि मैले देखाएको थिएँ क्यारे गफ नआएन अहिले चाहिँ केटी भेटेपछि त खुबै मस्किनुपर्छ है तिमीलाई पनि
8: खै म त कसैसँग मस्के जस्तो त लाग्दैन
9: अँ कहाँ लाग्थ्यो त त्यो मस्किने बेला म नजिक भएको भए मैले जानेको थिएँ तिमीलाई
8: के गर्थ्यो र
9: के गर्थ्यो भन्ने त त्यति बेलै थाहा हुन्थ्यो भइगयो बरु तिमीले फेसबुकमा राखेको फोटो मलाई कस्तो मन परेको थियो अरू पनि फोटो खिच्यो होला नि खै देखाउँ त
8: कुन फोटो पार्कको
9: अँ हेरौँ न एकपटक त के चेन्ज भएको रहेछ
8: पखाइ त यहाँ यस्तो स्ट्याचु बनाहा अनि यता फेरि यो वाटर फाउन्टेन अनि यता हेर त यो परीको मूर्ति
9: आहा कस्तो राम्रो बस्ने ठाउँ पनि रहेछ है
8: यो कपाल बेन्च हो के गर्लफ्रेन्ड र बोयफ्रेन्ड बसेर मिठा मिठा कुरा गर्ने आफ्नो त छैन एक्लै टुसुको बस्यो फोटो खिच्यो आयो बिचरा म
9: अनि लग्या भए भइहाल्थ्यो नि यसो बजारतिर थिएनन् खुब एक्लै एक्लै जान्छ अनि
8: साँच्चै तिमीलाई भनेको भए जान्थ्यौ त तिमी
9: के गर्थ्यौ त त्यति बेलै थाहा हुन्थ्यो आफूले हेर न थाहै नदिए त्यति राम्रो फोटो खिचेर आएछौ डिस्टर्ब गर्थ्यौ भनेर होला नि
8: मलाई के को डिस्टर्ब नि
9: त्यही पनि कस्तो म्यासेज हो यो हेलो कालु मुनुलाई किन बिर्सेको
8: आउँछ हेर बेलानुको बेला
9: खै खै देखाउँदै हेरौँ फेरि आयो फेरि के लेख्यो देखाउन म हेर्छु के
8: तिरिगा के होइन यो मिस्टेकले आयो होला
9: त्यही त के रहेछ देऊ त म पनि हेर्छु एकचोटि यो को चाहिँ रहेछ पटक पटक यसरी झुकिरहने
8: कस्तो के मलाई पनि त थाहा छैन हेर न
9: खुडुको मोबाइल देऊ त यहाँ
8: किन चाहियो क्या तिमीलाई
9: देऊ भनेपछि देऊ न यो मुनु शर्मा भने को हो भन त यो केटीसँग तिम्रो के सम्बन्ध छ
10: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ यसको सही उत्तर हो कुसुमको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी बैतडीबाट शर्मिला विष्ट रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ प्रश्न फेरि एकपटक गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 83
2: फेरि छोडिहाल्यो
3: ब्याटमा के भएको छ खालि एज मात्र लाग्छ यार
4: तिम्रो ब्याटमा भन्दा पनि स्टामिना के भइरहेछ जस्तो भइरहेछ मलाई त एउटा जाँगर देखिँदैन
3: टाउको हल्का बम्म भएको छ अनि शरीर पनि करक्क पऱ्यो जस्तो भइरहेछ
4: ए किन त्यस्तो भयो त खै अलि यता आऊ त
3: होइन रोहन दाइ ठिकै छ
4: आऊ न आऊ न भने कि म ठिक पारिदिन्छु तिम्रो टाउको खै यता गर गरौ न भने मैले भने पनि मान्दैनौ त
3: टाउको झनै बाङ्गो पारिदिनुहुन्छ कि क्या हो रोहन दाइ
4: ए चुप लागन यहाँ पछाडिको नसालाई यसरी तानेपछि
3: नगर्नु दुख क्या
4: मजा आयो आयो आनन्द भयो
3: हल्का रिलिफ भयो जस्तो त भएको छ
4: हो नि सुरु सुरुमा अलिक दुख्छ क्या अनि बिस्तारै आफै रिलिफ हुँदै जान्छ बुझ्यो के हो क्या तिमी त पछाडि ढाडतिर छुनै नहुने पो रहेछ त
3: मलाई लास्टिक औद लाग्छ क्या रन्दा
4: ल ल ल म बिस्तारै ठिक गरिदिन्छु नि ल यता यता के यता पछाडि फर्क त
3: ए नै नै भयो मलाई लास्ट भयो पनि
4: या अब यसरी छुनै नदिएपछि पनि ठिक हुन्छ त
3: भयो कि भयो
4: आयुष धेरै फटफट नगर न झनै दुखेको ठिक पारिदिन्छु भन्दैछु त कस्तो हाँसेको के तिमी हाँसेको थियो मलाई नि हाँसो लाग्नु थाल्यो
3: तपाईँले धार तन्काउने भन्दा पनि मसारी मात्र राख्नुहुन्छ नि
4: चेस्टतिर पनि दुख्यो अब
3: होइन होइन अब ठिक छ
4: आहा कस्तो सेक्सी चेस्ट बनाएको रहेछ तिमीले त तिम्रो चेस्ट देख्दा नै मलाई त कस्तो डाहा लागेर आयो भने आयुष जिम जान्छौ हो
3: पहिला त अलि रेगुलर जान्थे अझै चाहिँ कहिलेकाहीँ मात्र जान्छु
4: किन रेगुलर जाँदैनौ त जानुपर्छ नि
3: अब पहिला विवेक दाइले उठाउँथ्यो र सँगै जानुहुन्थ्यो अहिले ऊ पनि जाँदैन अनि मलाई एक्लै जाँगर पनि लाग्दैन
4: यसो भए म आउँछु नि है तिमीलाई लिन हामी दुवैजना सँगै जाउँला नि हुँदैन
3: हुन्छ नि तर मलाई ज्वरो आएन भने
4: केही हुन्न भने फेरि शरीर दुख्यो भने म जाँदैछु नि तिमीलाई ठिक पार्ने ठिक पारिदिइहाल्छु नि म तिमीलाई
3: हस् हस् रोहन दाइ अब त घर जानुपर्छ क्या हो ढिला पनि भइसक्यो
4: कहाँ अहिले जाने भन्छ क्या मान्छे पनि अझै प्र्याक्टिस गर्ने हो नि कति छ अझै गर्नुपर्ने बस
3: अझै
4: अनि के त त्यसैले त शरीर तानतुन पारिदिएको नि तिमीलाई इनर्जी आओस् भनेर
3: नै नै आज मलाई अलि चाँडै जानु छ क्या जाउँ न दाइ
4: हुँदैन भने सुनेन हौ बरु खेल्ने जागर छैन भने बसेर गफ गरौँ न त तर अहिले घर जाने कुरो चाहिँ नगर बुझ्यौ
3: त्यसै बसेर गफ गर्नुभन्दा गयो भएन र भने
4: कस्तो जिद्दी गरे अब जानै मन लाग्यो भाइ जाऊ तर भोलिदेखि खेल्न आउने मन छ कि छैन त्यो चाहिँ विचार गर है
5: ए रङ्गमती रङ्गमती
6: हजुर
5: मलाई फुल देऊ त
6: छ्या मासु बस्नुमा के को फुल
5: कुखुराको फुल के म यहाँ ऱ्याकमा मिलाएर राख्छु भनेको के
6: छ्या म त बुढाले माया गरेर गुलाबकै फुल मागे कि भन्ठानेको त कुखुराको फुल पो रहेछ
5: यो बचेको सारा जिन्दगी तिम्रै त हो नि जब सुकिजाने फुलका पछि के लाउँछ
6: बिहे गरेको यत्रो समय भइसक्यो तपाईँले मलाई एकचोटि पनि घुमाउन लग्नु भएको छैन अचेल त बिहेपछि हनीमुन मनाउन कहाँ कहाँ जान्छन्
5: अब अरू कहाँ कहाँ जान्छन् हामी पनि त हनुमुन मनाउन घट्ट गएको थियौँ त मकै लिएर भुल्यौ
6: चुप लाग्नुहोस् तपाईँ
5: आई लभ यु छ त नि के सानी अब नरिसाउ न
6: उसो भए खेलौना पसलको सामान किन्न विलासनगर जाँदा सँगै जाम अनि कर्णालीको पुल टिकापुर पार्क सबै घुमेर है त
5: हुन्छ मेरो कालो हुन्छ
6: छ्या बिच बजारको खुल्ला पसलमा थाहा लाग्दैन
7: होइन एकमत टक्क लाएर दिनदाडै मासु पसलमा के गर्न आँटिस् र लाज लाग्ने कुरा गर्दैछ सल्यानले
5: ए उत्सव पो ए उनलाई दुधमा झिङ्गा
6: छि त्यस्तो केही होइन बिनाजु घर व्यवहारको भार जम्मै एउटैले बोक्न गाह्रो हुन्छ त्यस्तो कुरा गर्न लाज लाग्दैन भनेको
7: कुरो त ठिक हो सल्यानले तिम्रो सुरु सुरुमा त चखेवाकै जोडी चाहिँ एकैछिन पनि नछुटौँ जस्तो हुन्छ नि पछि पो हो त रातै पिछे कचकच बातै पिछे कचकच
5: तेरो जस्तो सबैको हुन्छ र? हाम्रो त्यस्तो हुँदैन, देख्लास।
7: हेरौँला, हामी पनि हेरौँला।
6: ए, सन्देश पनि आ रहेछ त। भोक लाग्छ? समोसा खान्छौ?
8: नखाने, मैले बाबाले सुकुटी खाने भनेछ।
5: बाउ छोराको दोस्ती बढ्न थाल्यो कि के हो? तेरो नाम लियो कि सातो जाने छोरो पछि पो लाग्नु थाल्यो त।
7: ढाबामा आएको थियो, म एकछिन हिक्मत अङ्कलकोमा पुगेर आउँछु, एकछिन बस है भनेको, पछि लागि त हाल्यो।
6: घर सबैलाई ठिकै त छ नि भिनाजु? कति दिन भयो जानै पाएको छैन।
7: अरू त सबै राम्रै छ। नानी केही हो चिन्ता साली नानी? केही हप्तापछि फेरि फलोअपको लागि बोलाएको छ डाक्टरले। अब कुलदेवताले पिरे भनेर उल्का छ आमाले।
6: उपचार सुरु भएको छ, नानीको आँखा छिट्टै ठिक हुन्छ होला के भिनाजु? चिन्ता नलिनुहोस् तपाईँ।
7: ए हिक्मत, भोलि वडाको के कार्यक्रम रहेछ? मासु चिउरा ल्याउनु भनेका छन्। मलाई 10 किलो खसीको मासु राखेँ है, त्यही भन्न आएको म त।
5: खसीकै बोकाएको भए हुन्न?
7: हुन्न हुन्न, बोकोको मासु त गनाउँछ भनेर खानै मान्दैनन् म।
5: हे, माल पाएर चाल नपाउनेहरू, बोकाको मासु त झन् तिखर हुन्छ भन्ने कसैलाई थाहै रहेछ।
7: होइन, जे भनेछ त्यो गर्न, खुब बोकामा आत्मा सुनाउँदैछस् त। कति तैँले खसी भनेर बाह्रा पनि बेच्छस् कि क्या? त्यस्तो फटे चाहिँ गरिस् भने नि केटा, तेरो यो मासु पसल धेरै टिक्दैन है।
5: कुरै नबुझी पत्र पत्र पत्र नबोल त। खासमा तेरी आमै निमकली काकीले कालो बोको ल्याइदिनु भन्नुभएको थियो, त्यही खोज्न जाँदा दुईवटा बोका ल्याएँ, अर्को बोको त्यता व्यवस्था गरिदिउँ कि भनेर पो त।
7: कालो बोको?
5: अँ, निखुर कालै चाहियो अरे, दिलके भएर नहुने अरे, भयङ्कर पूजा गर्न आँटिन् कि के हो बुढीमाउले?
7: खै, मलाई त केही पनि थाहा छैन है कुरा।
5: कुलदेउता सेउता भने चाहिँ पनि मान्थे, तँलाई कसरी थाहा होस् त? एकछिन घरमा बस्ने भए पो।
7: ओ हिक्मत, बोकाको मासु गनाए पनि गनाओस् बरु, टक्क लाएर भोलिलाई चाहिँ त्यही काले बोकाको मासु चाहियो मलाई।
5: के भन्छ फेरि अचानक? कालै त हुन्न यार, अर्को काटिदिउँला बरु। निमकली आन्टीलाई राम्रोसँग चिनेको छु मैले, अनि यहीँ आएर भकुर छिन् मलाई।
6: भिनाजु, सालीले के भनिन् भनेर रिसाउनु होला, तर तपाईँकी आमालाई चाहिँ जे कुरामा पनि जित्नै पर्ने, आफूले भनेको हुनै पर्ने, हुँदो नहुँदो चलनलाई पनि हाम्रो चलन हो भने के गर्ने गर्ने तपाईँको आमा त।
7: साली नानी पनि
5: उता डाक्टरले छोरीको उपचार थालिसके, यता यी बुढीमाउको मनमर्जी चल्दैछ। यी बुढीमाउले कसरी कालो बो काटेर कुल मनाउने रहेछन् म पनि हेरौँला। उत्सवलाई गाह्रो होला जस्तो छ अब, वार पारकै लडाइँ हुने भयो यहाँ आमा छोराको।
9: कुसुम, एकछिन पका न होइन, के देखेर पनि नदेखे जस्तो गर्छौ नि कुसुम।
10: मेरो बाटो नछेक है अझै।
9: होइन, त्यस्तो साह्रो के को हतार हो?
10: जे को हतार भए पनि तिमीलाई के को मतलब? हात छोडो मेरो।
9: मलाई तिम्रो मतलब पनि राख्नु छैन।
10: अनि किन मेरो बाटो छेक्या त?
9: हरिस, तिमीसँग कुरा गर्छ अरे। ओए, आइज न मुला, क्या टल्ल परेर छिटो आइज ल। के कुरा भन्न खोजेको भन हरिस, म ऊ त्यहाँ पर हुन्छु है त। हरिस, लाइटर दे त।
11: ल कुसुम, फेरि चुरोट किन खान थाले भनेर गाली गर्दैन।
10: तिमीले चुरोट खाएर मलाई के सर्ने? तिमी नै हो, मर्ने तिमी नै हो।
11: जसको लागि खाना छोडेको थिए उनी बाल दिँदैन।
10: मलाई भन्न सुनाउन केही बाँकी छ र अझै? सबै सकिसक्यो त।
11: त्यसो नभन न यार।
10: हेर, छ भने भनिहाल, नत्र म जान्छु। मलाई हतार छ यहाँ कसैको यो 12-27 स्वायत्त कुरा सुन्नु छैन मलाई।
11: कुसुम, तिमी मसँग रिसाएको हो?
10: म तिमीसँग किन रिसाउनु र?
11: त्यसो भए त्यति सानो कुरामा मलाई किन छोड्यो भन त?
10: ए, तिम्रो लागि त्यत्रो कुरा सानो भयो? त्यो कुराले मेरो मन कति दुख्यो होला भन्न सक्छौ? यहाँ दुख्यो हरिस, यहाँ।
11: खै, के थाहा मलाई, अब तिम्रै मनमा पस्न त कहाँ सक्छु र कुसुम?
10: मनभित्रै पस्नु पर्दैन थियो के हरिस? तिमीले मेरो बारेमा त्यस्तो घटिया सोचाइ मात्रै नराखेको भए पनि हुन्थ्यो क्या।
11: भयो त अब, तिमीलाई जति गरी पनि नहुने यार। मैले तिम्रो लागि के मात्र गरिनँ, आमाले तिमीलाई छोडिदिए भनेर कति भन्नुहुन्थ्यो, मैले आमाको कुरा माने, अझ तिम्रो लागि कति पैसा खर्च गरेँ भन त।
10: पैसा खर्च गरेर मात्रै हुन्छ?
11: अरू के गर्नु पर्यो त?
10: म पनि आफ्नो सबै छोडेर तिमीसँग गएको थिएँ, तिमीले के गर्यो बिर्सा छैन होला नि।
11: कुसुम, सरी भने त, मैले त त्यही रात नै तिमीलाई सरी भनेको थिएँ। तिमी चाहिँ भोलिपल्टै मलाई भन्दैन भने विलासनगरबाट गाउँ आएछौ। तिमी कहाँ गयौ भनेर मलाई कम्ता टेन्सन भएन। फोन गरेको तिम्रो फोन पनि अफ थियो।
10: अनि
11: भोलिपल्ट इन्दु दिदीले भनेर पो थाहा पायो अनि बल्ल ढुक्क भयो।
10: ढुक्क भयो रे, कति नै माया गर्छु जस्तो नदेखाऊ हरिस।
11: के भने क्या कुसुम, त्यस्तो मैले तिमीलाई गर्ने जस्तो माया संसारमा कसैलाई गर्दिनँ, बुझ्यो?
10: भयो भयो, मसँग यस्तो कुरा नगर। मैले थाहा पाएको कि तिमीले मलाई कति माया गर्छ भनेर।
11: मैले मातेको बेला तिमीलाई नराम्रो गरे होला। फेरि पनि सरी क्या कुसुम।
10: हात नसमाऊ है हरिस।
11: त्यस्तो नभन न यार, तिमीले बिहे गर्न नमानेर मेरो कत्रो बेइज्जत भयो थाहा छ तिमीलाई। साथीहरू सबैले जिस्काए, आमाले पनि मैले पहिले भनेको थिएँ भनेर गाली गर्नुभयो।
10: जसले जेसुकै भनोस्, मलाई मतलब छैन।
11: त्यस्तो नभन न कुसुम प्लिज।
9: ओ हरिस उठ, एक केटीको अगाडि घुँडा टेकेर रुन्छ यार। हरिस उठ भनेको। कुसुम तिमी के भाउ खोजिरह के? हरिसँग बिहे नगरेर हरिसको भन्दा त तिम्रो धेरै बेजत भएको छ भन्ने थाहा छैन तिमीलाई?
10: बेजत भए पनि मेरो भयो, तिमीलाई चाहिँ किन टाउको दुख्याने?
11: कुसुम तिमी जस्तो स्वास्थ्य केटी त कोही छैन होला कुसुम, सधैँ आफ्नो मात्र बारेमा सोच्ने।
10: म जस्तो स्वार्थी केटीसँग किन बोल्न आएको त? वास्तै नगरे भइहाल्यो नि।
11: यत्रो वर्ष मसँग मायाको नाटक गर्ने, घुमेर खाएर हिँड्ने बेलामा हिँड्ने, अहिले मलाई वास्तै नगर भन्न लाज लाग्दैन तिमीलाई?
10: ठुक्क, यस्तो नराम्रो सोचाइ भएको मान्छेलाई छोड्न पनि कसैलाई लाज लाग्छ?
11: तिमी त खत्तम रहेछौ कुसुम।
10: जे भन हरिस, तिमीले माया गरेर बोलाऊ वा मेरो बारेमा नराम्रो भन्दै हिँड, तिमीले जे गरे पनि म अब तिम्रो जिन्दगीमा फर्केर आउँदिन, यति कुरा चाहिँ थाहा पाइरह, बुझ्यौ?
12: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
13: गत हप्ता सोधेको प्रश्न थियो, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? यसको सही उत्तर हो असार 15 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट हरिप्रसाद किमिरे, रूपन्देहीबाट पप्पू थापा, धादिङबाट सनिता श्रेष्ठ र झापाबाट अमिसा तासपुरिया विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ? आँखामा कि कानमा? प्रश्न फेरि एकपटक, उत्सव र रमाकी छोरी पूर्णिकालाई केमा समस्या देखिएको छ? आँखामा कि कानमा?
14: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 54
2: सम्हालिन खोज्छु म छाडा हुन खोज्छु
3: कुसुम
2: राजु रियालजीको यो
3: कुसुम
2: मिठो कविता पश्चात
3: के बेला नको बेला मुख छोपेर सुते कि
4: आमा सिरक नतान न एकछिन सुत्छु के
3: खुरुक्क उठ त
4: एकछिन पनि सुत्न नदिनु भने
3: सुत्ने पनि समय हुन्छ नि बेला नको बेला सुत्छ कोही घामले घरको दुरी चढ्न लागिसक्यो होइन अल्छी कस्तो हुनु
4: टाउको दुखिहाल्छ क्या आमा
3: नचाहिने काम गर्दै हिँडेपछि टाउको त दुखिहाल्छ नि
4: ल मैले के नचाहिने काम गरेको छु र
3: गाउँलेका अघि मुख देखाउन नहुने बनाइहालिस् अझ मैले के गरेको छु रे
4: ए आमा नकराउनु न आफूलाई कस्तो उल्टी होला जस्तो भइरहेछ एकछिन सुत्छु नि
3: होइन आजभोलि के भएको छ तँलाई बेला नको बेला सुतिरहेको छस् राम्रोसँग खाँदाने खान्नस् हुँदाहुँदा उल्टी आउन लाग्यो भन्छस् कतै गुणदेवी दिदीले भनेको कुरा हो कि क्या हो
4: छ्यामा फेरि सुरु हुनुभयो मैले तपाईँलाई कतिपटक भनिसकेँ ठुली आमाले हुँदै नभएको कुरा बढाइ चढाइ गरेर भन्नुभएको हो भनेर
3: नचाहिने कुरा नगर है कुसुम हुँदै नभएको कुरा किन भन्नुहुन्छ र गुणदेवी दिदीले फेरि तेरो चालामाला निको नै
4: तपाईँलाई मेरो विश्वास लाग्दैन भने किन सोधिराख्नुहुन्छ त ठुली आमालाई नै गएर सोध्नु न त
3: ठुलो स्वर नगर है कुसुम समाजको अगाडि मुख देखाउन नसक्ने बनाउँदा पनि अझै साना हुन्छस् त
5: आमा तपाईँ माथि हो
3: हो किन
5: आमा ल पैसा राख्नु त 15,000 छ यहाँ
3: हर्के बाली दिएका होला नि होइन
5: अनि किन ठुस्स परेर बसेकी कान्छी
3: आफै गल्ती गर्ने आफै ठुस्किने कान्छी छोरी भनेर जे जे भन्यो त्यही त्यही गरेर राखेपछि टाउका टेक्ने त भइहाल्यो नि
5: जे कुरामा पनि त्यत्तिकै कराउनुहुन्छ तपाईँ पनि
3: कराउनु पर्ने काम गरेपछि कराउँछन् त खुरुक्क न भन् त कुसुम त्यो हरिस भन्ने किन आएको थियो र
4: कतिचोटि भन्नु के म इन्दु बाउजूको मितिनीको भाइ बाउजूलाई भेट्न आएको थियो नभए त्यहाँ सोध्नु न इन्दु बाउजूलाई
5: आमा फेरि त्यही कुरा
3: त नकरा है सौगात मलाई कुरा गर्न दे अनि कुसुम घरमा कोही नभएको बेला किन बसे कि त त्योसँग
5: के सोध्नुहुन्छ आमा पनि
4: इन्दु बाउजूले बोलाउनु भएको थियो कि त्यही भएर गएको थिएँ चिनेको साथी भेट्दा कुरा पनि गर्न नहुने हो र ठुली आमा आएर त्यतिकै जे पाए त्यो आफै सोच्नु भएको
3: सोच्ने ठाउँ दिएपछि सोच्दैनन् त
5: सही गलत केही नबुझी यत्तिकै अर्काको बारेमा नराम्रो सोच्न पाइयो र आमा
3: तैँले धेरै फुर्काएर यस्तै भाकी हो यो छोरी मान्छेको इज्जत भनेको माटोको घैँटो जस्तो हुन्छ बुझिस् जोगाएर राख्नुपर्छ फुटेपछि जोडिँदैन फेरि
4: आमा
5: इज्जत त सबैको लागि एउटै हो नि छोरी मान्छेको चाहिँ माटोको घैँटो जस्तो अनि छोरा मान्छेको चाहिँ फलामको जस्तो हुने हो र
4: हेर्नु न दाइ आमा मलाई विश्वास नै गर्नुहुन्न भने कतिपटक भनिसकेँ मैले केही गल्ती गरेको छैन भनेर गाउँलेको विश्वास गर्ने अनि आफ्नै छोरीको विश्वास नगर्ने हुन्छ त
5: कान्छीले गलत गरेको छैन भनेको भनै छ त पत्याउनु न अब त्यही कुरा गरेर के हुन्छ भन्नु
3: त दुधको साक्षी बिरालो नबन सौगात एउटा केटा र केटी ढोका थुनेर बसेपछि त्यहाँ गलत भएन भनेर कसरी पत्याउने
5: यामा केटा र केटी साथी मात्र हुन सक्दैनन् र साथीसँग सँगै बसेर पढिन्छ गफ पनि गरिन्छ
3: केटा र केटी खुल्ला ठाउँमा बसेर गफ गर्दा त कुरा काट्ने समाजमा अझ कोठामा बसेर
5: हेर्नु आमा समाजले के भन्छ भन्ने कुराको मलाई मतलब छैन मेरो लागि समाजभन्दा ठुलो मेरो बहिनी हो समाजले देखेको आधा कुरा भन्दा मलाई कुसुमले बताएको पुरा कुरामाथि विश्वास छ
6: के आयुष त त हेरेको हेरै भइस् त यार
7: विवेक दाई मलाई त अचम्म लागिरहेछ यो सपना हो कि विपना जस्तो
6: विपना विपना डान्सर भने यही हो केटो मोज गर
7: के मोज गर्ने भन्नुहुन्छ जाउँ यार म त सक्दिनँ यहाँ बस्न
6: बस्न म होला किन जानु पऱ्यो तँलाई अहिले डिम्पललाई भेट्ने भने होइन
7: कति बेर बस्नु त यहाँ मैयाहरू आउँदै गाला समाउँदै गर्दै जान्छन् यार
6: अनि त पनि सामान के चुपचाप बसिरह
7: के समाउनु दाई एउटै आएर मलाई पनि जुस खुवाउनु भन्दै थिए मेरो क्यान जुसै लगेर गइसक्यो
6: उनीहरूलाई पनि हल्का खुवाउनु पर्छ क्या अघि नै भने होइन मैले अझ ऊ त्यहाँ बस्या भए त झन् छोड्दै छोड्दैन थिए हामी यता पछाडि बस्या भएर त्यस्तो छैन
7: यस्तो रमाइलो हुने रहेछ र पो मान्छे डान्स बार भन्दै आउँदै गर्ने रहेछन् त
6: एक बारको जुनीमा मिलाएर रमाइलो चाहिँ गरिराख्नुपर्छ क्या यस भाउ आज तैँले के अरू खान्नस् कि जुसै मात्र खाने
7: अरू पनि खाने र
6: किन सोल्टिनाहरूको नसा लागिसक्यो क्या हो तँलाई
7: त्यस्तो त होइन हल्का लिने भए मगाउनु न
6: खै त एक्सक्युज मी दुई प्याक ल
7: अनि हामीले भने पनि यस्तो आइटम हो कि अलिक फरक छ त विवेक दाई
6: को त्यो डिम्पल त्यो त कहाँ यस्तो होली क्या स्मार्ट छ त्यस्तोमा त आउनै मान्दिनँ आज पनि कति रिक्वेस्ट गरेर बल्ल बल्ल एकछिनको लागि आउँछु भने
7: कहिले आउँछ त
6: तँलाई आउन पाएको छैन भेट्नकै हतार छ भने नाति न बस एकछिन आइहाल्छ नि खै गिलास ल्या त के हो केटो आज त पिट गइरहेछ त
7: पानी हालेर त्यही त कस्तो घाँटी नै आगो बल्ल जस्तो भयो र
6: के हो आज त तेरो होसै ठाउँमा छैन जस्तो छ त केटा
8: हाई गाइज
6: हाई के छ
8: आइ एम गुड भर्खरै बस्दै हो कि क्या हो
6: बस न हल्का लिन्छौ
8: सरी आज लिदिन है बाहिर साथी आउँदैछ अनि आयुष हो
6: फोनमा भनेको थियो नि
8: ओ आई सी बट कस्तो इनोसेन्ट लुक्स है
6: यो देख्नमा मात्रै इनोसेन्ट
8: हो र आयुष त्यस्तो हो
7: यो विवेक दाई पनि जे पनि भन्नुहुन्छ
8: कस्तो लजाएको तिमी त अब केटाहरू यसरी लजाउन थाले भने केटीहरूको के काम
7: छैन खासै लजाएको
8: अनि बोल्नुहोस् न कता कता देखा जस्तो फेस के तपाईँको हामी कहीँ भेटा थियो र
7: होइन होला मेरो अलि क्याजुअल फेस भएर होला प्रायले यस्तै भन्छन्
8: वान मिनट है मेरो एउटा इमर्जेन्सी फोन आयो एकछिन गफ गर्दै गर्नु न ल तपाईँहरू
6: ए हस् हस्
8: हेलो अँ भन त
6: के हो केटा बस्नुक्सै कुरा मिला जस्तो छ त खै भेटेको छ कि भनेर पो सोध्छ त कि पहिल्यै भेटिसकिस् तँ त फेरि साह्रै घुसखुसे छ
7: कहाँबाट भेट्नु भर्खरै त देख्दैछु खै यो गिलासमा हल्का थपिदिनु त कस्तो कस्तो भयो या हल्का लगाइहालौ
6: आज त जोस निकालेर छस् त कि जाने मुड बनाइरहेछस्
7: ए दाई पनि जे पाएदैन भन्नु न आफूलाई यहाँ कस्तो नर्भस फिल भइरहेछ
6: के हो केटी त ठिक छ नि होइन
7: केटी एक्टिभ रहेछ
8: सरी है घरबाट फोन आएर अनि के कुरा हुँदैथ्यो यहाँ
6: तिम्रो बारेमा कुरा हुँदैथ्यो
8: हो है के कुरा हुँदैथ्यो त्यस्तो एकैछिन ल आएँ आएँ हुन्छ आएँ भनेको बाहिर एकजना साथीलाई बोलाएको थिएँ बाहिर कुरिरहेको रहेछ मलाई अनि फोन गरेको गरे थियो
6: ए
8: आज त मेरो काम परेर निस्किनु पर्ने भयो नि आयुष बरु मिलाएर कुनै दिन स्पेसल तरिकाले भेटौँला नि हुन्न
6: ओहो पिरो पानी पानी पानी पानी पानी पानी दिनु न
9: के भन्ने भाग बस्ने बेला पानी सार्नु पर्छ नि गल लाग्ला भन्ने कसैलाई यादै हुन्न के गर्नु ल ल ल पानी
6: होइन यो घरकाहरूले खाना खानन् कि क्या आज
9: रमाले छोरी सुताएर खान्छु भने सन्देश मोबाइल बोकेर कुनकुना ग्याम हो कि श्याम खेल्दै होला अब बच्चालाई के भन्नु अब बाउकै त मोबाइल भेटेपछि त्यही ताल हुन्छ
6: ए आमा पनि टक्क लाएर साडी चाहिँ मन परेको पर्नु बरु भन्नु न
9: मखमलको कालो चोलो त खासकै छ नि त्यो निलो रङको साडीमा भने अलिअलि प्याला बुट्टा फुल भइदिया भए झन् राम्रो हुन्थ्यो अनि रमालाई चाहिँ के किन्दिस् त
6: त्यसलाई केही पनि चाहिँदैन अहिले जति पनि लुगा छन्
9: कुखुरा बेचेका सबै पैसा उडाएस कि बच्चा पनि छस्
6: 11 कडकनाथ बेचेको 22,000 भएको थियो किनमेल यताउता गर्दाखेरि 6,000 सकिहाल्यो टक्क लाएर 16,000 बाँकी छ अब त्यो पैसा पनि लिएको सापट तिर्नु छ नि
9: होइन त्यो कुखुराबाट राम्रै फाइदा हुने रहेछ कि के हो
6: त्यही भएर त अलिक धेरै पाल्न आँटेको नि आमै आफू फोकटा कचकच कचकच मात्र गर्ने खाले
9: फाइदा हुने कुरो त राम्रै हो कमाइ राम्रो गरिस् भने सालिक चोका घर बनाउलास् के मेरो सपना नि पुरा गरिदिलास् भन्ने लाग्छ
6: अब 16-17 कुखुरा पालेर सालिक चोका घर त बनाबनै हो टक्क लाएर जग्गा लिजमा लिएर 6-6 महिनामा 150 कुखुरा बेचिरहने हो भने पो 8-10 वर्षमा घर बन्ला त नत्र त उयो आमै
9: केही काममा लागेपछि ध्यान दिएर त्यसमै लागिरहने तेरा बाको जस्तो बानी भए पो हुन्छ के भनेदेखि त आज एउटा कुरा गर्छ अब भोलि अर्को कुरा
6: ए बाको त्यस्तो पो बानी थियो र
9: तेरा बा निकै कडा मिजाजका हुनुहुन्थ्यो झनक्क रिसाउने रिसाएपछि आँखै नदेख्ने हात छोड्न त एक मिनट पनि लाउन्नथे, झ्याम्मै पिटिदिने, तर काममा भने पक्का।
10: बाको र मेरो बानी खासै मिल्दो रहेनछ ल, टक्क लाएर मलाई रमाइलो गर्न मनपर्छ, बालाई पिट्नु मनपर्दो रहेछ।
9: हाँसो ठट्टा पनि गर्नुहुन्थ्यो नि गर्न त, तर अरूले ठट्टा गरेको मन नपर्ने, के भनेदेखि आफूले मात्रै गर्ने हो।
10: अँ थाहा छ मलाई, एकपटक बासँग ठट्टै ठट्टामा बा तास खेलौँ भनिदिएको, टक्क लाएर च्याप्प पहाडमा समातेर बुढाले त मल हाल्ता पुग्ने गरी भरिदिनु भयो नि।
9: त्यति नगरेका भए तिमीहरू बिग्रेर काम नलाग्ने हुन्थ्यौ अहिले।
10: भनेपछि पिटेरै तल आयो है हाम्रो बाले हामीलाई चाहिँ।
9: बाबुआमाको डर नभएका छोराछोरी काम लाग्दैनन्। भात अलि थपौ
10: भा।
9: तेरो छोरो पनि मोबाइल भनेपछि सब थोक बिर्सिने भएछ, कट्टुमै आची गरेको समेत थाहा पाउन्न। थप्पर लाएर भए पनि त्यो बानी चाहिँ छुट्टा है त्यसको।
10: ए आमा पनि भात खाने बेला यो आची साचीको कुरा नहरु न, हेर्नु टक्क लाएर नि यो घर धेतोमा राखेर पैसा निकालौँ, कुखुरा पालौँ, पैसा कमाऊ, अनि साली चोका घर बनाउला नि आमा।
9: घर धितोमा राखेर दिन निकालेर कुखुरा पाल्दैमा कमाइ हुन्छ?
10: देख्नु भएन जम्मा 16-17 कडकनाथ पाल्दा आफूले खाएर बचेका बेच्दा समेत 22,000 फाइदा भयो त, थाहा छ त तपाईँलाई।
9: चल्ला फ्रीमा पाइया थियो र पो नाफा, आफूले पैसा हालेर ल्याएको भए के पो।
10: आमा पालिकाले सस्तो रेटमा चल्ला मिलाइदिन्छौ भनेको छ, औषधि उपचार पनि फ्रीमा हुन्छ अरे के, सुरुमा 70-80 चल्ला मात्रै पालौ न।
9: के रे 70-80 त्यो पनि छ त, के भनेदेखि ऋण लिएर धुरीमा कुखुरा पाल्नु छ, सारा चल्ला भुसुकै भए ऋणमाथि ऋण थपिएर घरै लिलामी हुन्न।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? यसको सही उत्तर हो 35 दिनभित्र। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुम पश्चिमबाट नवराज खड्का, दैलेखबाट गंगे अधिकारी, कास्कीबाट लक्ष्मी लम्साल र सोलुखुम्बुबाट आशा खालिङ राई विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 37
2: खै अलि उता सर त
3: किन
2: म पनि आगो तापौँ भनेर
3: म त छोरीलाई तेल मालिस गर्छु भन्छु कि भनेर सोचेको त
2: तेल मालिस छोरीलाई मात्र होइन सन्देश लगाएर तिमीलाई पनि गरिदिन्थे नि या नगोच त न ए हात दुखिहाल्छ
3: अँ बेकारमा अर्कासँग तातो गर्दा हेर त तिम्रो हात
2: मेरो मुर्की त्यसको नाकको टुप्पोमा पर्या के हुन्थ्यो थाहा पाउँथ्यो त्यसले छलेर मात्र बच्यो
3: अनि हातै चाहिँ किन हाल्नु परेको थियो तिमीलाई
2: त्यसैको बेहोराले
3: अहिलेको केटा चाहिँ कस्तो छ नि
2: हेर्दा त सोझै देखिन्छ त्यो पनि तर अलि अल्छी अल्छी जस्तो छ
3: जस्तो साउ उस्तै स्टाफ हो कि क्या हो
2: के रे तिमीले मलाई अल्छी भनेको टक्क लाएर
3: होइन एकदमै जागरिलो छौ नि
2: अनि
3: लौ त बरु पूर्णिमालाई तेल लगाइदेऊ म एकछिन पछाडि तार्सेको चिसो भएको
4: होइन के कुरा गरे कि यसले के भनेदेखि अब केही नपाएर यसले तेल लाएर बस्छ नि
2: मैले लगाइदिन हुन्न र भने आमा
4: तँ पनि जगतको जस्तो कुरा नगर है कहीँ नपाएर केटा मान्छे भएर तेल लाएर बस्छ मान्छेले देख्यो भने के भन्छ
2: जे कुरा नि के जगतले लगाएर जोड्नु भयो नि अहिले सुन्छन् अनि
4: सुने के भयो त नभएको कुरा भने होइन क्या अरे कपटीका सन्तानहरू
2: के भन्नु भयो नि फेरि त्यस्तो
4: जे हो त्यही भने नि अब कुन दिनदेखि म हो घर बेटी तिमीहरूले भाडा देऊ भन्न बेर लाउन्न
2: ल किन नि
4: ल्या छसले त टन्न ऋण
3: जगत दाईसँग पैसा सापट्टि लिएको हो उत्सव तिमीले
4: केही थाहा नभए जस्तो नगर है रमा तँ पनि के भनेदेखि तेरै लागि लाग्यो अरे ऋण पनि हेलिकप्टर चढेर उसै गइनस् होला त
3: त्यो हेलिकप्टरको पैसा त परेन भनेको होइन उत्सव
4: अँ मैले केही भन्छ भनेर लुकाएको होला तिमीहरूको ऋण म तिर्न सक्दिनँ उत्सवले विदेश गएर तिर्छ कि यहीँ कमाएर तिर्छ यही जानुस्
2: तिरौला त हो
4: नतिरी त धर पनि भएन नि होइन के भनेदेखि कस्तो अल्छी लाग्ने गरेर तेल मालिस गरे कि खै यता दे म दल्छु
3: लिनुहोस्
4: आइज पिउसी आइज
3: साँच्चै कति खर्च भयो उत्सव
2: हिसाब गर्न बाँकी छ साँच्ची मोहन दाईको चाहिँ पैसा पठाइदिइहाल्नु पर्ने
4: के मेरो मुख हेरेको नि के भनेदेखि मसँग त आश नगरे हुन्छ
3: आमा त्यसलाई दुख्या जस्तो छ बेसरी मालिस नगरिदिनुहोस् न
4: अलिअलि मारक मुरुक नपारे त मालिस कहाँ हुन्छ त यति नगरे त डरा पनि हुन्न केटाकेटी
3: त्यस्तो भन्दैमा दुख्ने गरी मालिस गर्नु पनि त भएन नि आमा डाक्टरले धेरै मराक मुरुक नगर्नु भन्नुभएको छ
4: अब बालबच्चा हुर्काएर बुढिए कि मलाई तिमीहरू के भन्नु ल आफै गर जे यसकै गर्ने हो आफै गर ल लि म त नुहाएँ सुत्न
3: आऊ मेरो भन्नु
4: अचेलका जान्ने
3: सुन्ने के भयो के सोच्नु थाल्यो
2: रमा यता ढावा पनि चलेन तिम्रो जाहिर पनि गइहाल्यो आमाको कुरा तिमीले सुनिहाल्यो त्यही भएर अब म त ऋण तिर्नै भए पनि विदेश जानु पर्ला जस्तो छ रमा
3: विदेश छोरीलाई देखेकै छौ मलाई पनि देखेकै छौ डक्टरले तिमीलाई सबै भनेकै छन् अनि हामीलाई यस्तो हालतमा छोडेर तिमी फेरि विदेश जान्छौ
5: ए आमा त्यहाँ काँडा छ
6: ओहो यादै गरेन छ मैले सौगात त कतिखेर आएछ यहाँ
5: ए अँ अलि अघि आएको
6: केराउ त मजाले सप्रेछन् त ठगुना बा
7: प्रेम कुमारी बहिनी यसपालि त केराउ टिपेर खाइहाल्नु जस्ता भएका छन्
6: हाम्रो त अह यसपालि पनि केराउ खानालाई रहर नै गर्नुपर्ने भएको छ बिउ पुरानो परेछ
7: यसलाई पनि आफ्नै बारी सम्झ हुन्छ नि लिएर जानुहोस् न दुई तिन छाक बरु म पनि टिपेर सघाइदिउला
6: मनकै कुरा भन्नुभयो त ठगुना बा
7: बरु केराउ टिपेर हाल्ने कुरा चाहिँ केही भएन
6: के चाहियो र भन्या पोल्टोतिर हालिहाल्छु नि म
7: त्यही त
5: ठगुना बा अनि भण्डारी काका तपाईँका आफन्ती हुन्
7: आफन्ती भन्दा बढ्ता आर्मीमा हुँदा हामी दुईजना असाध्य मिल्ने साथी
6: मलाई त असाध्यै रमाइलो मान्छे लाग्यो है वा हामीले चाहिँ आफन्तै बनाउनु पर्ला जस्तो छ कि कसो सौगात
5: आफन्त बनाउने के भन्नुभएको आमा मैले त बुझिनँ तपाईँ कुरा लिनु केरो राख्नु त
6: ए यहाँ ल अनि सौगात भण्डारी काकाको छोरी चाहिँ कस्तो लाग्यो त तलाई?
5: को
6: खुब मस्की मस्की गफ गरिरहेको थिस् त?
5: ए आशा भन्नुभएको
7: हो? हो त्यो राम्री चिटिक्क परे कि नानी?
5: ठिकै छिन्।
6: त्यही केटीसँग तेरो बिहेको कुरा चलाएका छौ हामीले।
5: के बिहेको कुरा?
7: हे सौगात, अब मेरी असाध्य मिले साथीकी छोरी भर्खरै 70 वर्ष की भई एकदम स्वभाव की छ।
6: केटी सज्जन छे भनेर ठगुना बाले

0: सोचेका हुन्छन् स्वागत बाबु। अब जे हुन भइगयो, तपाईँलाई केटी मन पर्यो कि परेन त्यो चाहिँ भन्नुहोस्।
1: हेर्नुहोस् सगुनेबा, केटी मन पर्नु नपर्नु त्यो टाढाको कुरा हो, तर म उनीसँग बिहे गर्दिन।
2: हामीले बुझ्दा सबै राम्रो छ, केटी पनि राम्री रहेछन्। त एउटाले हुन्छ भनिदिँदा सबै कुरा राम्रो हुन्छ। धेरै जिद्दी नगर्न बाबु।
1: हेर्नु आमा, एक त म अहिले बिहे नै गर्दिनँ, त्यसमाथि त्यो केटी भर्खर 17 वर्ष कि छे, त्योसँग बिहे गर्छु भन्ने त कुरै हुँदैन।
2: ठगुना बा, यसका लागि एउटा बुढी कन्या खोज्नु त। 17 वर्ष कि केटी सानी भइरहेला।
0: बुढी कन्या त होइन, तर मेरो नजरमा 21-22 कि अर्की एउटा नानी पनि छिन्। कुरा चलाउ त सगत बाबु।
1: भो ठगुना बा, तपाईँ पनि आमाको कुराको पछि नलाग्नु भए राम्रो।
0: अब सगत बाबुले बिहे गर्न मन छैन छैन भन्नुहुन्छ, अप्सरासँग त अब बिहेको बारेमा सोच्नु पर्ला भन्ने कुरा गर्नु भएको थियो र त।
3: आज त भान्साभरि पुरै 84 व्यञ्जनै पाकेको जस्तो छ त मम्मी।
4: अब तँलाई फेरि खाइहाल्नुपर्छ है, यसलाई त केही देख्नै नहुने, जे देख्यो क्वाक्कै खाइहाल्ने भने।
3: अनि खाने भनेर बनाएको होला त अनि यत्रो बिरी। एउटा मात्रै सेलरोटी खाएको हो के, धेरै नरिसाउनु न मम्मी।
4: ओहो, नमस्कार काका।
5: नमस्कार नमस्कार, के छ सन्चै छौ चम्पा देवी?
4: हजुर काका।
5: अनि के छ खुसबु नानी खबर?
3: ठिकै छ काका।
5: ल बाबु, यता बस।
6: ए ओके, नमस्ते आन्टी।
4: नमस्ते बाबु, बसौ न।
6: म चाहिँ विल्सन, आई मिन नवल सिंह।
3: उहाँलाई त मैले चिनेन नि काका।
5: ए उहाँ चाहिँ आफ्नै मान्छे पर्नुहुन्छ, नवल सिंह अमेरिकामा बस्नुहुन्छ। बाबु, यिनी चाहिँ खुसबु, चिनी होइन उहाँ नै हो?
6: हजुर हजुर, बुझेँ हजुर।
5: अनि खुसबु नानीको पढाइ चाहिँ कस्तो चल्दैछ त?
3: राम्रै चल्दैछ काका अहिलेसम्म।
4: ल हजुरहरू कुरा गर्दै गर्नु, चिया बनाएर ल्याउँछु है त म।
5: ए हुन्छ हुन्छ, बस बाबु।
6: ए ओके।
5: फेरि कसले जिस्कायो यो पैसा सकिएको बेलामा? ए खुसबु नानी, यता रिचार्ज कार्ड पाउने पसल कता छ?
3: त्यहाँ त्यो चोकको मोबाइल पसल छ नि, त्यही पाइन्छ, ल्याइदिनु पर्ने हो र काका?
5: पर्दैन पर्दैन, तिमीहरू गफ गर्दै गर, म एकैछिन पुगेर रिचार्ज कार्ड लिएर आइहाल्छु।
3: ए अनि कहिले आउनु भयो र अमेरिकाबाट?
6: हजुर ए 1 महिना जति भयो।
3: ए अब एडभान्स कन्ट्रीमा बस्नु भएको रहेछ, नेपाल त के राम्रो लाग्यो होला र है?
6: राम्रै छ नि, जस्तो भए पनि आफू जन्मेको कन्ट्री राम्रै लाग्छ नि। तिमी पनि त भने जस्तै रहेछौ नि त।
3: के भनेको जस्तो भन्नाले?
6: त्यही ब्युटिफुल ब्युटिफुल, लुक्स स्मार्ट।
3: ए तपाईँलाई कसैले मेरो बारेमा केही भनेको थियो र?
6: शिवहरि काकाले भन्नुभएको थियो। बरु म चाहिँ कस्तो लाग्यो तिमीलाई?
3: कस्तो लाग्ने हो र, मान्छे हो राम्रै हुनुहुन्छ त।
6: थ्याङ्क यू। त्यसो भए त कुरा फाइनल भन्ठानु त।
3: हजुर, के कुरा फाइनल गर्ने हो र?
6: शिवहरि काकाले भनेको कुरा
3: प्रष्ट भन्नु न, मलाई त कसैले केही भनेको छैन त।
6: बिहेको कुरा भएको थियो त।
3: बिहेको कुरा रे, मलाई त केही थाहा छैन त।
6: अबै डिफिकल्ट, बिहेको कुरा गरेको बेहुलीलाई थाहा छैन, यस्तो त अमेरिकामा त हुँदैन त।
3: ए कुरा त्यस्तो भयो
6: के छ, तिम्रो विचार के छ? आइ एम द गाई, मै हुँ केटा, अमेरिकामा बस्छु, हाम्रो फ्यामिली सबै उतै छ। $5,000-6,000 आई मिन नेपालको 5-6 लाख जति कमाउँछु पनि, गाडी छ बङ्गला छ सबै चिज राम्रै छ।
3: ए त्यस्तो पो, अनि यो सब मलाई किन भन्दै हुनुहुन्छ तपाईँ? फेरि अमेरिका बस्छु भन्दैमा मैले हुन्छ भन्छु जस्तो लाग्यो तपाईँलाई?
6: नो नो, मैले त्यो भन्न खोजे होइन, इनफ्याक्ट मैले चाहिँ खास।
3: हेर्नुहोस्, मैले सुन्न चाहे पनि नचाहे पनि तपाईँले 2-4 गफ दिनुभयो, अब मेरो पनि 1-2 कुरा सुन्नुहुन्छ कि?
6: अफकोर्स अफकोर्स,
3: म मेरो पढाइ सकेर आफ्नै खुट्टामा नउभिएसम्म बिहे गर्दिनँ, र म नेसनल क्रिकेट टिममा सेलेक्ट भएर यही नेपालमै सेवा गर्छु। अब तपाईँले यही बिहेकै कुराको लागि मात्रै आउनुभयो भने कुरा यही सकियो, फेरि अर्कोपल्ट आउने दुःख पनि न

0: होला.
1: ओके, आई डोन्ट माइन्ड. ओके, म जान्छु त्यसो भए. है ल भाइ.
0: जाडोमा चिया त अच्छा. खोइ त बाबुहरू गइहाले कि क्या हो?
2: अँ गए हजुरका पाहुना. थाहै नदी बिहेका कुरा गर्न बोलाउनु भएको रहेछ त.
0: ल केटा राम्रै छ नि, के भयो त? जिन्दगीमा एकपटक बिहा गर्नै पर्छ क्यारे. होइन तैँले हुन्न भन्दिस् कि के हो?
2: अँ बढी कुरा गर्न थाले भए घोक्रे ठ्याक लाउँथे म.
0: तँ पनि मान्छे त होइन, घरिघरि यस्तो सबै कुरा मिलेको मान्छे पाउँछस् तैँले? अरू कुरा केही होइन, तेरो बिहे यही केटासँग हुन्छ मैले भन्दा छु.
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला. नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ. रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ. विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ. सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ. हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ. महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ.
4: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा हुर्काउने जिम्मेवारी कसको हो? आमाको, बुबाको कि दुबईको? यसको सही उत्तर हो दुबईको. सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट सुनिता थापा, बझाङबाट चन्द्रराज जोशी, डोटीबाट टेक बहादुर बोगटी र कञ्चनपुरबाट अञ्जना गैरे विजेता बन्नुभएको छ. तपाईहरू सबैजनालाई धेरै धेरै बधाई. तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ. अब यो हप्ताको लागि प्रश्न रहेको छ, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ? प्रश्न फेरि एकपटक, गर्भवती महिला तथा नवजात शिशुमा कुनै समस्या देखा परेमा तत्काल कहाँ लैजानु पर्दछ?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ. त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ. साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ. रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ. हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला. नमस्कार.

0: नयाँ ठेगाना,
1: किनकि खल्ती तपाईँको सजिलो र सुरक्षित डिजिटल वालेट हो। त्यसैले आजै खल्ती .com भिजिट गर्नुहोस् वा एप डाउनलोड गर्नुहोस्। खल्ती, पैसाको नयाँ ठेगाना।
2: कोभिड 19 विरुद्ध लगाइने खोप सम्पूर्ण रूपमा राम्रोसँग परीक्षण गरिएको छ। यो खोपले कोरोना संक्रमणबाट गम्भीर बिरामी पर्ने र हुन सक्ने मृत्युबाट धेरै हदसम्म सुरक्षा गर्छ।
3: त्यसकारण सरकारले स्वीकृत गरेको जुनसुकै खोप ढुक्कले लगाउनुहोस्।
2: यदि तपाईँलाई पहिले नै कोरोना भइसकेको छ भने पनि खोप लगाउनुहोस्, पछि लगाउला भनेर नपर्खनुहोस्।
3: समयमै खोप लगाइयो भने हामीले समुदाय स्तरमै रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छौ र चाँडै नै सामान्य जीवनमा फर्कन सक्छौ।
4: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्जेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेसनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा निर्वाचनका विविध विषयमा छलफल गर्ने गर्दछौं। तपाईँ हामीले भोट हाल्न पर्खेको दिन आउँदैछ। आउने आइतबार अब हामी आफूलाई मन परेका उम्मेद्वार तथा दललाई जिताउन आफ्नो मतदान केन्द्रमा जान आतुर छौं भने उम्मेद्वारहरूलाई चुनावपछिको परिणाम कस्तो आउला भन्ने धुकधुकी बढ़िरहेको छ। आज हामी नेपाल चौतारीमा योभन्दा अगाडिका अंक भन्दा अलि फरक किसिमले कुराकानी गर्छौं। आज हामी कुनै विषयमा केन्द्रित रहेर अतिथिसँग कुराकानी गर्ने छैनौं। आज हामी निर्वाचनसँगै केन्द्रित रहेर मतदाता शिक्षाका फरक फरक विषयमा कुराकानी गर्नेछौ। गैराती 12 बजेदेखि मौन अवधि अथवा प्रचार प्रसार रोक अवधि शुरू भएको छ। मौन अवधि अथवा प्रचार प्रसार गर्न नपाउने अवधि भनेको के हो? यो बेला के गर्न पाइन्छ, के गर्न पाइँदैन? एन्टेना फाउन्डेशन नेपालले तयार पारेको यो सामग्री। निर्वाचन आचार संहिता अनुसार निर्वाचनको दिनभन्दा 48 घण्टा अगाडिदेखि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसार गर्न गराउन पाइँदैन। यो अवधिलाई मौन अवधि भनिन्छ। तर यसपालि निर्वाचन आयोगले यो समयलाई मौन अवधि नभनी अर्कै नाम दिएको छ। निर्वाचन आचार संहिता 2079 यो 48 घण्टालाई निर्वाचन प्रचार प्रसार रोकेको अवधि भनिएको छ। यो अवधिमा के गर्न पाइँदैन? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
2: मतदानको दिन प्रारम्भ हुनुभन्दा 48 घण्टा अगाडिदेखि 2 गते र 3 गते प्रचार प्रसार बन्द हुन्छ, 4 गते निर्वाचन भयो, कुनै पनि राजनीतिक दल उम्मेद्वार समर्थक शुभेच्छुक कसैले पनि कसैको पक्षमा वा विपक्षमा मत प्रकट गर्न, मत माग्न, प्रचार प्रसार गर्न, भेला गर्न, अन्तर्क्रिया गर्न, ब्रेन स्टर्म गर्न केही गर्न पनि पाइँदैन।
1: यस्तो आचार संहिता भए पनि व्यवहारमा यही अवधिमा निर्वाचनको परिणाम प्रभावित हुने खालका सम्म चलखेल हुन्छ भन्ने सुनिन्छ। मौन अवधिमा उम्मेद्वारको पक्षमा प्रचार प्रसार गरेको वा गर्न लगाइएको पाइएमा के कस्तो कार्यवाही हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराई।
3: 48 घण्टाको अवधिमा पालना गर्नुपर्ने विशेष आचरणहरू पालना नगर्नु भनेको निर्वाचन आचार संहिताको उल्लङ्घन हो र निर्वाचन आचार संहिता उल्लङ्घनका अरू कसुर गर्दाखेरि जे कार्यवाही हुने हो त्यसमा पनि त्यही हुन्छ। त्यो भनेको आयोगले 1,00,000 रुपियाँसम्म जरिवाना गर्न सक्ने र उम्मेद्वारी खारेजी गर्न सक्नेसम्मको कार्यवाही गर्न सक्छ।
1: निर्वाचन आयोगले बनाएको आचार संहिता के मतदाताहरूमा पनि लागू हुन्छ? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौं। सुनौ अबको क्रममा। मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज 13 गतेदेखि नै आचार संहिता लागू भएको छ। के निर्वाचन आचार संहिता मतदातालाई पनि लागू हुन्छ? नागरिकले पनि आचार संहिता उल्लंघन गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले पनि उल्लंघन गर्न सक्छन्। नागरिकले कसरी उल्लंघन हुन सक्छ भने अफवाह फैलाएर अथवा मिसइन्फर्मेसन, डिसइन्फर्मेसन, हेट स्पिच गरेर, कसैलाई अपहेलना हुने गरी चाहिँ नि सञ्चार माध्यम सामाजिक सञ्जालमा बोलेर कसैलाई चाहिँ कसैको व्यक्तिगत लाइफमा अथवा उसको राजनीतिक लाइफ क्यारियरलाई चाहिँ गलत भ्रामक सूचनाहरू फैलाएर पनि आचार संहिता उल्लङ्घन गर्न सक्छन्।
1: मर्यादित, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा चुनाव गर्न र गराउन निर्वाचन आचार संहिता बनाइन्छ। मतदाता वा नागरिकबाट कसरी निर्वाचन आचार संहिता उल्लङ्घन हुन्छ? आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्याल।
5: अब नागरिक अथवा मतदाताले सोसियल मिडियामा कसैको मिसइन्फर्मेसन छ अथवा डिसइन्फर्मेसन छ, कसैको हेट स्पिच आएको छ, त्यसमा चाहिँ एकदमै सेयर, कमेन्ट, लाइक गरिदिएर अनि चाहिँ त्यसमा चाहिँ सहभागिता जनाइदिएर कसैले पोस्ट गरिदिएर अब पोलिटिकल पार्टीको विरुद्धमा अथवा उम्मेद्वारको विरुद्धमा लाञ्छना लगाउने अथवा आरोप गर्ने, तथ्यपूर्ण कुराहरूलाई बङ्ग्याएर तोडमरोड गर्ने, होइन, यस्ता खालका कुराहरू हुँदाखेरिमा त्यो आचार संहिता उल्लङ्घन भएको मानिन्छ। जस्तै भोजभतेर गर्न पाइँदैन भनेको छ, भोजभतेरमा संलग्न पनि नहुने, अथवा मतहरू खरिद बिक्री गर्न हुँदैन भन्ने कुरा छ। अब यदि नदेखिने गरी चाहिँ कहीँ त्यसैमा संलग्न भइयो भने आफ्नो स्वतन्त्र अभिव्यक्तिमा अलिकति आफैले त्यसमा परिपालन गरिएन भने पाएको तहबाट त्यो उल्लङ्घन भएको मानिने। यो विभिन्न कुराहरू चाहिँ जसले गर्दाखेरि निर्वाचनको स्वच्छता र पवित्रतालाई अलिकति आँचाउने कामहरू हुन्छन्। ती कुराहरू नागरिकको तहबाट अथवा नागरिक समाजको तहबाट अथवा मतदाताको तहबाट नहोस्, नगरियोस् भन्ने चाहिँ चाहना हो।
0: आचार संहिता उल्लङ्घन भएको पाइएमा नागरिकले आफ्नो ठाउँबाट के गर्न सक्छन्? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: नागरिकले अथवा राजनीतिक दलका उम्मेद्वारले अथवा प्रतिनिधिले अथवा जोसुकैले पनि लिखित अथवा चाहिँ मौखिक अथवा टेलिफोनबाट सामाजिक सञ्जालबाट आयोगमा स्वयं उपस्थित भएर जुनसुकै माध्यमबाट पनि उजुरी दिन सकिने व्यवस्था छ। आयोगले त्यसलाई इन्टरटेन गर्छ। हाम्रो केन्द्रदेखि लिएर तलसम्म चाहिँ यसको संयन्त्रको व्यवस्था गरिएको छ। तपाईँ हरेक हाम्रो निर्वाचन कार्यालयमा गएर उजुरी दिन पनि सक्नुहुन्छ, तपाईँले सामाजिक सञ्जालमा लेखेर पनि दिन सक्नुहुन्छ, टिभीमा बोलेर पनि सक्नुहुन्छ, टेलिफोन गरेर पनि सक्नुहुन्छ, हाम्रो यहाँ चाहिँ कल सेन्टर छ 1102 त्यहाँ बोलेर पनि सक्नुहुन्छ, जुनसुकै माध्यमबाट जसरी पनि उजुरी दिन सकिन्छ।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको समय नजिकिँदैछ। 5,636 उम्मेद्वार चुनावी मैदानमा छन्। निर्वाचन आयोगका अनुसार यो पटक निर्वाचनमा 1,79,88,570 जनाले मतदान गर्दैछन्। कुल मतदातामा 88,47,579 जना महिला, 91,40,806 जना पुरुष र 185 जना अन्य रहेका छन्। मतदाता संख्याका आधारमा आयोगले 10,891 मतदान स्थल अन्तर्गत 22,226 मतदान केन्द्रहरू रहने गरी मतदान केन्द्र स्वीकृत गरेको छ। मङ्सिर 4 गते हुने निर्वाचनमा भोट हाल्न जाँदा बोक्नुपर्ने परिचय पत्रका बारेमा निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदानको दिन मतदाताले आयोगले चाहिँ 6 प्रमाण पत्र मध्ये कुनै एउटा प्रमाण पत्र लगाएर गएन चाहिँ मतदान गर्ने व्यवस्था मिलाएको छ। त्यसमा चाहिँ आयोगबाट वितरण भएको परिचय पत्र अनि नागरिकताको प्रमाण पत्र, लाल पूर्जाको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमति पत्र मध्ये एउटा डकुमेन्ट लगेर जानुभयो भने उहाँहरूले मतदान गर्ने व्यवस्था हुन्छ।
0: नामावलीमा नाम छ तर मतदाता परिचय पत्र छैन भने त्यस्ता मतदाताले पनि मङ्सिर 4 गते मतदान गर्न पाइन्छ? फेरि सहायक प्रवक्ता ऋषिराम भूषाल।
6: मतदाता नामावलीमा नाम नभएका त भोट हाल्न पाइँदैन। मतदाता नामावलीमा नाम भएको मान्छेले निर्वाचन आयोगले उपलब्ध गराएको परिचय पत्र नभए पनि अरू चाहिँ नागरिकता लगायतका विभिन्न कागजातहरूका मतदान गर्ने व्यवस्था चाहिँ हुन्छ।
1: मतदाताले मतदान स्थलमा पुगिसकेपछि भोट चाहिँ कसरी हाल्ने त? हामीले यो विषयमा पनि सामग्री तयार पारेका छौं।
0: मङ्सिर 4 गतेको निर्वाचनमा मतदान गर्ने उपयुक्त तरिका के हो? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
7: यहाँहरू मतदान केन्द्रमा पुगिसकेपछि महिला भए महिलाको लाइन र पुरुष भए पुरुषको लाइनमा बसिसकेपछि मतदाता नावली रुजु गर्ने ठाउँमा यहाँहरू पुग्नुहुन्छ। पुगिसकेपछि आफ्नो मतदाता परिचय पत्र वा आयोगले तोकेको कुनै परिचय पत्र देखाएर मतदाता नावलीमा नाम रुजु गराइन्छ। त्यहाँ रुजु भइसकेपछि यहाँलाई बायाँ हातको बुढी औँलामा नौन्ने मसीको चाहिँ चिन्ह लगाइन्छ। त्यसपछि यहाँ पहिलो मतपत्र दिने कर्मचारीका पासमा पुग्नुहुन्छ।
0: मङ्सिर 4 निर्वाचनमा भाग लिन 84 राजनीतिक दल चुनावी मैदानमा छन्। विभिन्न चुनाव चिन्ह मार्फत स्वतन्त्र उम्मेद्वारहरू पनि प्रतिस्पर्धामा छन्। समानुपातिक उम्मेद्वारहरूको बन्द सूची निर्वाचन आयोगले प्रकाशित गरिसकेको अवस्था छ। यस पटकको चुनावमा एकजना मतदाताले कतिजना उम्मेद्वारलाई मतदान गर्नुपर्छ? फेरि आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
7: 4 मतपत्र छुट्टा छुट्टै पाइन्छ। प्रतिनिधि सभाको उम्मेद्वारलाई 1 छाप, त्यसपछि प्रतिनिधि सभाकै राजनीतिक दललाई 1 छाप, त्यसपछि प्रदेश सभाको उम्मेद्वारलाई 1 छाप र त्यसपछि प्रदेश सभाकै आफूलाई मनपर्ने दललाई 1 छाप लगाएर मतदान गर्न सकिन्छ। क्रमशः र छुट्टा छुट्टै मतपत्र 1 छाप लगाएर हामी सही तरिकाले मतदान गर्न सक्छौ।
0: 2079 वैशाख 30 गते भएको स्थानीय तहको चुनावमा खसेको 1,25,84,000 मत मध्ये 3,00,000 मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार मतदान गर्ने र मतपत्र पट्याउने तरिका थाहा नहुँदा मत बदर हुन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल, आउने मङ्सिर 4 हुने चुनावमा मतदान गरिसकेपछि मतपत्र पट्याउने तरिका सिकाउँदै हुनुहुन्छ।
7: स्वस्तिक छाप लगाइसकेपछि अब यसमा लगाएको मसी अरू कुनै कोठा चिन्हमा नलतपतियोस् भनेर हामीले होस पुर्याउनु पर्दछ। यसको लागि 2 तरिकाबाट, या त हामीले तलबाट यसरी पट्याएर यो मसीलाई यो सेतोतिर पार्ने गरी हामी पट्याउन सक्छौँ। यसको तलबाट तलको खण्ड चाहिँ बढी छ भने यसरी हामीले ल्याएर यसलाई अब यतापट्टि पट्याउँदाखेरिमा यतापट्टिको सेतो भागमा पर्न सक्छ। यदि कहिलेकाहीँ माथि चाहिँ बढी छ भने हामीले यसरी चाहिँ माथिबाट ल्याएर यसलाई यसरी पट्याउँदाखेरि यसको मसी चाहिँ यतापट्टि पर्न सक्ने गरी गर्न सक्छौँ। तर अहिले मैले यसमा तल चाहिँ धेरै भएको हुनाले मैले तलबाट यसरी पट्याएँ र अब चाहिँ अब यसरी पट्याउँदाखेरिमा यसको मसी चाहिँ यो सेतोमा पर्छ र अनि चाहिँ कुनै चिन्हमा लाग्दैन र तपाईँले गरेको मतदान सही तरिकाले हुन्छ र बदर हुने चाहिँ सम्भावना हुँदैन।
0: 2048 सालदेखि अहिलेसम्म भएका निर्वाचन हेर्ने हो भने मतबदर हुने क्रम बढ्दै गएको पाइन्छ। 2048 सालको निर्वाचनमा 3,22,023, 2051 मध्यावधि निर्वाचनमा 2,41,071 मत बदर भएको थियो भने 2056 संसदीय निर्वाचनमा 2,44,000 बढ़ी मत बदर भएको थियो। 2064 संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ 5,60,000 र समानुपातिकतर्फ 4,07,000 जति मत बदर भयो। प्रत्यक्ष र समानुपातिक गरी 2070 निर्वाचनमा 7,83,000 जति मत बदर भयो। मत बदर हुने क्रम 2074 यताका स्थानीय प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा झनझन बढ़िरहेको छ। आफ्नो मत बदर हुनु भनेको जनप्रतिनिधि चुन्न पाउने अधिकार गुम्नु पनि हो। बुझेर मतदान गरौं, मत बदर नहुने गरी मतपत्र पट्याउ र बाकसमा खसाऊ।
1: यदि हामीले राम्रोसँग मतपत्र पट्याउन जानेनौ भने पनि मत बदर भएको मानिन्छ। मत बदर कसरी हुन्छ त?
0: गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका भन्दा नगरपालिकामा धेरै मत बदर भएको थियो। निर्वाचन आयोगका अनुसार जम्मा खसेको मध्ये गाउँपालिकामा औसत 14, नगरपालिकामा 15, उपमहानगरपालिकामा 20 र महानगरपालिकामा 24% जति मत बदर भएको थियो। कस्तो अवस्थामा चाहिँ मत बदर हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
7: मतदान गर्दा केही कुरामा असाध्य ख्याल पुर्याउनु पर्दछ, जसले गर्दाखेरिमा हाम्रो मत चाहिँ सदर हुन्छ र बदर हुनबाट जोगिन्छ। जस्तै सबभन्दा पहिलो कुरो, हामीले जस्तै यो मतपत्रमा मतदान अधिकृतको सही छ, तर यो मतपत्रमा मतदान अधिकृतको सही छैन। यदि यहाँले मतदान गर्नुभयो तर मतदान अधिकृतको सही नभएको मतपत्र गणना गर्दा फेला पर्यो भने यसलाई बदरतिर चाहिँ छुट्याइन्छ। एउटा मतपत्रमा एउटा मात्रै स्वस्तिक छाप लगाउनु पर्ने ठाउँमा दुईवटा छुट्टा छुट्टी निर्वाचन चिन्हमा हामीले स्वस्तिक छाप लगाउन साथ यो मत पनि बदर हुन्छ, यो पनि खेर जान्छ। यो मतपत्रमा चाहिँ स्वस्तिक छाप चाहिँ नबुझिने गरी लटपटिएको छ, प्रष्ट स्वस्तिक छाप चाहिँ नबुझिने खालको छ। यस्तो अवस्थामा पनि यो मतपत्र बदर हुन्छ। यो मतपत्रको दुईटा अब यो बीचमा परेको छ, यो स्वस्तिक छाप कुन चिन्हमा मतदान गरेको नबुझिने खालको छ। दुई वा दुई भन्दा बढी कोठामा पर्ने गरी यो स्वस्तिक छाप लगाइएको छ, यो पनि अब कुन चिन्हलाई मतदान गरेको नबुझिने अस्पष्ट भएको हुनाले यो मतपत्र पनि बदर हुन्छ। तोकिएको स्वस्तिक छाप बाहेक औठा छाप अथवा अन्य चिन्हहरूले संकेत गरेमा पनि त्यो मत बदर हुन्छ।
0: मतदाता शिक्षाको अभावले गर्दा मतदातालाई मत कसरी हाल्ने भन्नेमा प्रष्ट जानकारी हुँदैन। मंगसिर 4 निर्वाचनमा कसैको पनि मत बदर नहोस् भनेर निर्वाचन आयोगले प्रयास गरिरहेको छ।
1: तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम एन्टेना फाउन्डेशन सहित देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाल चौतारीमा आज हामी निर्वाचनसँग सम्बन्धित विविध विषयको बारेमा कुराकानी गरिरहेका छौं। कतिपय मतदाताले भोट नहाल्ने कुरा गरिरहेका छन्। जतिपटक भोट हाले पनि समस्या जिउका त्यू हुने भन्दै दिक्काएका मतदाताहरू पनि छन्। तर मतदान गर्न भनेको व्यक्तिको अधिकार हो, आफ्नो मताधिकार प्रयोग गर्दा नागरिकलाई के फाइदा हुन्छ? सुनौ यो सामग्री। तपाईंलाई लाग्छ होला निर्वाचनमा भोट नहाले पनि हुन्छ, तर निर्वाचनमा भोट हाल्न पाउनु मतदाताको अधिकार मात्र होइन, आफ्नो गाउँ टोल क्षेत्र तथा समग्र देशको जनप्रतिनिधि छान्न पाउनु नागरिक दायित्व पनि हो। हामीले भोट दिएकै मध्येबाट जित्नेहरू सांसद हुन्छन्, सांसद भित्रैबाट मन्त्री र प्रधानमन्त्री चुनिन्छन्, उनीहरूले नै हामीमाथि शासन गर्दछन्। त्यसैले मतदान गर्नु भनेको आफ्नो लागि गतिलो सांसद मन्त्री प्रधानमन्त्री समेत चुन्ने अवसर हो। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
8: हरेक देशको संविधानले अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा पत्रले के भनेका छन्, हरेक देशका नागरिक जो बालिग हुनुहुन्छ त्यो देशको कानूनले कहीँ 18 भन्ला, कहीँ 16 भन्ला, कहीँ 21 वर्षकोले मतदान गर्ने भन्ला, त्यो देशको कानूनले तोक्छ कि त्यसरी बालिग भएका मतदाताले दुईटा पोलिटिकल राइट्स दिएको हुन्छ। भनेको मतलब आफू चाहिँ उम्मेद्वार हुन पनि पाउने र निर्वाचित भएर चाहिँ पद सम्हाल्न पाउने अथवा आफूले चाहिँ शासन प्रक्रिया भाग लिएर अरूलाई जिताउन सक्ने अथवा अरूलाई चाहिँ मतदान गर्न सक्ने, यी दुईटा काम गर्नको लागि चाहिँ पोलिटिकल राइट्स दिएको छ। त्यसैले यो एउटा अधिकार हो, आफूलाई प्राप्त अधिकार को प्रयोग गर्नुपर्छ भनिन्छ।
1: निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार मतदानका फाइदै फाइदा छन्।
8: आफू कोबाट शासित हुने भनेर छान्न पाउने अधिकार त त्यो भन्दा ठुलो राइट्स त केही पनि हुन सक्दैन। आफ्नै भोटले राष्ट्र प्रमुखदेखि लिएर आफ्नो नजिकको गाउँपालिकाको वडा सदस्यसम्म चुन्न पाइन्छ। मन परेन भने त्यो रिस पोखिन्छ भनेको त्यो ब्यालेटबाटै हो। राम्रो काम गरे भने ती प्रतिनिधिलाई हामीले फेरि जिताएर पठाउन सक्छौँ। यदि राम्रो काम गरेन भने उनलाई चाहिँ भोट उनको विरुद्धमा अथवा उनीभन्दा राम्रो चाहिँ एजेन्डा ल्याउने चाहिँ उम्मेद्वारलाई मत दिएर उनलाई हराइदिन सक्छौँ। त्यसैले यो त जनप्रतिनिधिलाई शासन सत्तामा बस्नेलाई चाहिँ नियन्त्रण गर्ने सबभन्दा ठूलो हतियार हो नि त। त्यसैले यसलाई सही तरिकाले प्रयोग गर्नुपर्छ र यो अधिकार भनेको नारी कर्तव्य दायित्व पनि हो। यदि हामी निर्वाचन प्रक्रियामा भाग लिन्नौ मतदान गर्दैनौँ भने अनि त्यस पछाडि बनेका सरकारले चाहिँ यसो गरेन उसो गरेन भन्ने एउटा नैतिक धराताल गुण छ अरे क्या हाम्रो। हामी मतदान त भाग लिनै पर्छ।
0: तपाईँले यदि भोट हाल्नु भएको छ भने तपाईँलाई पक्का थाहा छ मतदान गर्नु अघि हातको प्राय बुढी औंला वा अन्य कुनै एक औंलाको नङमा प्रष्टसँग देखिने गरी मसी दलिन्छ। आज हामीले निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई सोधेका छौं मतदान गर्नु अघि नङमा किन मसी दलिन्छ।
9: मत संकेत गरिसकेको मान्छे फेरि मत संकेत गर्न नआओस् भन्ने उद्देश्यले यो पर्मानेन्ट कलरले मत संकेत गर्ने हो। धेरै देशहरूमा छ र हामी कहाँ पनि छ। अब यो हामी कहाँ त अब निर्वाचनको पद्धति सुरु भएदेखि नै मसी लगाएर कन्फर्म गर्ने पद्धति हो मूलत होइन। अब एउटा प्राउड पनि हो मान्छेले अब यो मैले भोट हालेर आएँ भन्नका लागि होइन, अथवा कसै साथीभाइ सँगै अथवा कसैलाई पनि इलेक्सन म्यानेजमेन्ट बडिजको हिसाबले स्वच्छ स्वतन्त्र निष्पक्ष मतदान गर्न फर्जरी मत नखसोस् भन्न एउटै व्यक्तिले दोहोऱ्याएर मत नहालोस् भन्ने मूल ध्येय चाहिँ त्यही नै हो।
0: विकिपीडियाका अनुसार मतदान गर्नु अघि नङमा मसी लगाउने चलन भारतबाट सुरु भएको हो। दक्षिणी भारतको कर्नाटक राज्यमा सन् 1962 भएको आम निर्वाचनका बेला मतदाताहरूले मतदान गर्दा नङमा मसी लगाइएको थियो।
1: शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू पनि मतदाता हुन्छन्। निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै मतदान केन्द्रलाई पनि अपाङ्गता मैत्री बनाएको जनाएको छ।
0: गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने उपयुक्त तयारी र पूर्वाधार नहुँदा अपाङ्गता भएका मतदाताहरूले निकै शास्ति भोग्नु परेको थियो। उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा मतदान स्थलमा खटिएका पदाधिकारी र सुरक्षाकर्मी पनि अलमलमा देखिएका थिए। अपाङ्गता भएका वा फरक क्षमता भएका मतदाताहरूले सहज तरिकाले मतदान गर्न पाउनुपर्छ। सरकारवाला निकायले पनि अपाङ्गताको प्रकार अनुसारको मतदान केन्द्र बनाउनुपर्छ भन्नुहुन्छ अभियन्ता तथा अधिकार कर्मी सीता बोहरा।
10: अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ अप्ठ्यारो पर्ने गरी मतदान केन्द्रमा द्वारहरू बनाइने साँगुरो द्वार होइन, जुन चाहिँ अपाङ्गता मैत्रीको मापदण्ड विपरीत ब्यालेट राख्ने पुस्तिक छाप लगाउने टेबलहरू पनि अलिकति अग्लो ठाउँमा, त्यसले गर्दाखेरि पनि आफैले गर्न नसक्ने शारीरिक अपाङ्गता भएको व्यक्तिहरूलाई एक किसिमको कठिनाइ छ भने अन्य अपाङ्गता जस्तो दृष्टिविहीनको लागि चाहिँ दृष्टिविहीनले आफूले सहयोगी लिएर मतदान गर्न पाउने त्यो अधिकार पनि सुनिश्चित नभएको पाइएको छ। बहिरा व्यक्तिहरू छन् भने उनीहरूको लागि साङ्गीतिक भाषाको अभाव छ होइन, त्यसले गर्दाखेरि पनि अपाङ्गता मैत्री मतदान केन्द्र स्थल हुन सकेका छैनन्। गत निर्वाचनहरूमा देखियो होइन, स्थलमा खाल्डा खुल्ली हुने, हिलो जमेको, पानी परेकोमा त्यस्तो पानी बग्ने ठाउँहरू होइन, लामो लामो घाँसपातहरू उम्रिएको, त्यसै गरी चाहिँ सानसानो इच्छाहरू राखेर चाहिँ मतदान स्थलसम्म जाने बनाइएको अनि खुड्किलो भर्याङहरू चढेर जाने बनाइएको, त्यस्तो चाहिँ आगामी निर्वाचनमा नहोस् भन्ने म चाहिँ माग गर्दछु। र अब सरकारवाला व्यक्तिले पनि मतदान केन्द्रलाई चाहिँ अपाङ्गता मैत्री मात्रै नभने सबै मैत्री मतदान केन्द्र होस् भन्नका लागि चाहिँ सबैलाई सजिलो हुने किसिमले मतदान केन्द्रको निर्माण गरियोस्।
0: मङ्सिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूको सहज मतदान होस् भनेर निर्वाचन आयोगले कस्तो तयारी गरेको छ? निर्वाचन आयोगका उपसचिव कमल भट्टराई।
3: यो पटक नमुनाको रूपमा 100 मतदान केन्द्रहरूलाई चाहिँ पूर्ण रूपमा चाहिँ अपाङ्गता पहुँचयोग्य मतदान केन्द्र चाहिँ बनाउने भनेर आयोगले स्वीकृत गरी त्यो काम चाहिँ कार्यान्वयनको प्रक्रियामा छ। मतदानको दिन मतदान गर्न आउँदाखेरि त्यहाँ जुन किसिमका चाहिँ भौतिक पूर्वाधारहरू हामी तयार गर्छौँ त्यसलाई पनि अपाङ्गता भएका व्यक्ति, होचोकत भएका व्यक्तिहरू, बिरामी, अशक्तहरूका लागि पनि पहुँचयोग्य हुने गरी जस्तै मत संकेत गर्ने स्थान धेरै अग्लो नबनाई अलिकति पहुँचयोग्य बनाउने, मतपेटिकामा मत खसाल्ने ठाउँ पनि त्यही हिसाबले चाहिँ पहुँचयोग्य बनाउने, सूचनाहरू सम्प्रेषण गर्नका लागि पनि अपाङ्ग मैत्री संरचनाहरू पूर्वाधारहरू तयार गर्ने लगायतका व्यवस्थाहरू हामीले गरेका छौँ। व्हील चेयर लिएर आउनुहुने मतदाताहरूका लागि प्रायोरिटी भोटिङको व्यवस्था छ, उहाँहरू लाइनमा बस्नु पर्दैन, सिधै प्राथमिकताका साथ अगाडि गएर मतदान गर्न सक्नुहुन्छ। र हामीले मतदान केन्द्रहरू ग्राउन्ड फ्लोरमै राखेका छौँ। मतदान अधिकृतलाई तालिम प्रशिक्षणको क्रममा पनि स्पष्ट भनेका छौँ कि यसरी अपाङ्गता भएका व्यक्तिहरू आउँदाखेरि उहाँहरूलाई चाहिँ जे जुन व्यवस्था गरेर चाहिँ सहज गर्न सकिन्छ त्यो गर्न हामीले आग्रह गरेका छौँ। अपाङ्गता भएका व्यक्तिहरूमध्ये दृष्टिविहीन जसले चाहिँ आफै देखेर मतदान गर्न सक्नुहुन्न उहाँहरूका लागि आयोगले विशेष व्यवस्था गरेको छ। त्यो भनेको एका घरको परिवारको सदस्य वा निजले इच्छाएको निजको साथमा आएको इच्छाएको व्यक्तिले चाहिँ मतदान गर्न सक्नुहुन्छ।
1: निर्वाचन एक उत्सव हो, नागरिकले यसलाई आफूलाई मन परेको उम्मेद्वार चुन्न पाउने अधिकारको रूपमा लिन्छन्। निर्वाचन निष्पक्ष स्वच्छ भयरहित वातावरणमा सम्पन्न होस् भन्नका लागि मतदानको दिन सार्वजनिक बिदा दिने चलन छ। आसन्न मंगिर 4 गते हुने निर्वाचनको दिन पनि देशभरका शैक्षिक संस्था सार्वजनिक यातायात बन्द हुनेछन्। निर्वाचन आयोगले मतदानको दिन कस्ता सवारी चलाउन पाउने र कस्ता नपाउने भन्ने विषयमा मापदण्ड बनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: नियन्त्रित र व्यवस्थित रूपमा चल्छन्। विगतको भन्दा धेरै गाडी घोडाहरू चल्ने, धेरै पासहरू लिन नपर्ने, एम्बुलेन्सहरूदेखि तरकारी, अब फलफूल, तपाईँको फोहोर मैला, अशक्त अपाङ्गहरूको लागि हस्पिटलमा जाने डाक्टर नर्सहरू, त्यहाँका कर्मचारीहरू लगायतको धेरै ठुलो चाहिँ पत्रकारहरू, यो सबको लागि चाहिँ हामीले पासको आवश्यकता नपर्ने गरी व्यवस्था गरेको छ। अब नर्मल अरू सार्वजनिक यातायातहरू जति नै चल्दैन,
1: तर सार्वजनिक सवारीको हकमा भने आवश्यकताका आधारमा निर्वाचनलाई प्रभाव नपर्ने गरी स्थानीय स्तरमा आधिकारिक निकायले निर्णय गर्न सक्ने बताउनुहुन्छ प्रवक्ता शालिग्राम शर्मा पौडेल।
4: अब सार्वजनिक यातायातको हकमा पनि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एउटा चाहिँ नि समिति गठन गरिएको छ। त्यो समितिले आवश्यकता अनुसार त्यहाँको निर्वाचनको स्वच्छता, स्वतन्त्र, निष्पक्ष र भइरहेको वातावरणमा सम्पन्न गर्नका लागि के कस्तो तवरले व्यवस्थापन गरेर चलाउन उपयुक्त हुन्छ त्यो उसले निर्णय गरेर चलाउन सक्ने गरी त्यो मापदण्डमा व्यवस्था गरिएको छ।
11: निर्वाचन आयोगका अनुसार मंगिर 4 गते एम्बुलेन्स, सब वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसार पसार गर्ने तथा दूध बोक्ने सवारी साधन चल्नेछन्। त्यसै गरी त्यो दिन पत्रकारको सहज आवागमनको लागि सूचना विभाग वा संचार गृहबाट जारी गरिएका परिचय पत्रका आधारमा सवारी साधन चलाउन पाइनेछ। साथै अस्पतालमा कार्यरत परिचय पत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधन पनि चल्न पाउनेछन्। तर निर्वाचनको दिन सार्वजनिक र निजी यातायात साधन भने चलाउन पाइन्न। सार्वजनिक र निजी यातायात साधन नचल्दा मतदातामा पर्ने असर कम गर्न आयोगले के वैकल्पिक व्यवस्था गरेको छ? निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: सबै मतदान केन्द्रहरू र मतदान स्थलहरू व्यवस्थापन गर्दाखेरि ज जसको मतदाता नामावली छ त्यसको वरिपरि हुने गरी नै व्यवस्था गरिएको हुन्छ। मतदाताहरूको लागि यातायातको आवश्यकता पर्दैन। यदि अब तपाईँ जिल्लै छोडेर अर्को जिल्लामा हुनुहुन्छ भने त अघिल्लो दिन जानु पर्यो, होइन? नभए मतदाताको लागि वाकिङ डिस्टेन्समा मतदान केन्द्रहरू हुन्छन्। पहाडको दूर दरारमा कहीँ कहीँ एक डेढ घन्टाको वाकिङ डिस्टेन्स पनि हुनु सक्छ। अब अशक्त अपाङ्ग हिँडुल गर्न नसक्ने छुट्टै व्यवस्था छ, त्यसको लागि निर्वाचन अधिकृतबाट पास लिएर जान सकिने गरी व्यवस्था गरेको छ। र अहिले यो निर्वाचनमा यातायातको दृष्टिकोणबाट धेरै लचिलो नीति आयोगले अवलम्बन गरेको छ, त्यो कुराहरू यहाँले देख्नुहुन्छ।
11: आयोगले गरेको व्यवस्थाको जानकारी मतदाताले कसरी थाहा पाउँछन्? फेरि प्रवक्ता शालिग्राम शर्मा पौडेल:
4: त्यो त अब हामीले सार्वजनिक गरेका छौँ नि, यो अहिले तपाईँसँग बोलेँ मैले यसरी थाहा भयो, हाम्रो फेसबुकमा गएको छ, हाम्रो ट्विटरमा गएको छ, रेडियो पत्र पत्रिका टेलिभिजनमा गएको छ, हाम्रो वेबसाइटमा छ, यसरी गरेका छौँ, होइन? सर्वसाधारणलाई पासको कुरै आएन, त्यो दिन हामीले नेपाल सरकारलाई सार्वजनिक बिदाको घोषणा गर्न पनि हामीले अनुरोध गरेका छौँ। त्यसो भएको हुनाले त्यो दिन त वाकिङ डिस्टेन्समा जाने, भोट खसाल्ने, घर आएर बस्ने, त्यो हो नि त कुरा।
11: आगामी मंगिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा गरी जम्मा कति सांसद चुनिन्छन्? यस प्रश्नको उत्तर दिनुअघि नेपालमा अहिलेसम्म भएका संसदीय निर्वाचनमा चुनिने सांसदको संख्याको बारेमा चर्चा गरौं। विक्रम सम्मत 2015 भएको पहिलो प्रतिनिधि सभा निर्वाचनबाट 109 जना सांसद चुनिएका थिए। 2047 भएको प्रतिनिधि सभा निर्वाचनमा 205 निर्वाचन क्षेत्रबाट 205 जना सांसद चुनिए। 2051 र 56 चुनावमा पनि 205 जना सांसदकै लागि प्रतिनिधि सभाको चुनाव भयो। 2064 संविधान सभाको चुनावमा निर्वाचन क्षेत्र बढाएर 240 पुर्याइयो। चुनाव पनि प्रत्यक्ष र समानुपातिक गरी दुई विधिबाट भयो। प्रत्यक्षमा 240 र समानुपातिकमा 335 सांसद मतदानबाट चुनिए भने 36 जना मनोनित 601 जनाको संविधान सभा गठन भयो। 64 गठित संविधान सभाले संविधान बनाउने काम पूरा गर्न नसकेपछि 2070 पनि 601 प्रतिनिधिका लागि नै संविधान सभाको दोस्रो निर्वाचन भयो। संविधान सभा मार्फत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप संघीय संरचनामा रूपान्तरित भयो। 7 प्रदेश गठन भए। संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदन र प्रदेशमा प्रदेश सभाको व्यवस्था गरियो। निर्वाचन क्षेत्रको संख्या घटाएर 165 बनाइयो। 2074 भएको निर्वाचनबाट समानुपातिक 110 र प्रत्यक्ष निर्वाचित 165 गरी 275 जना सांसद सम्मिलित प्रतिनिधि सभा गठन भयो। यही मंगिर 4 गते हुने निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि अहिले 2187 पुरूष र 225 जना महिला गरी जम्मा 2412 जना र प्रदेश सभातर्फ 2943 पुरूष 280 महिला गरी जम्मा 5636 जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। प्रतिनिधि र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कतिजना सांसद चुनिँदैछन्? निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल।
12: प्रदेश सभामा 275 जना र प्रदेश सभामा 550 जना गरी 825 जना निर्वाचित हुनुहुन्छ। त्यसमा एफपिटिभी र समानुपातिक दुवै तर्फको गरी प्रदेश सभामा 275 प्रदेश सभामा 550 जना निर्वाचित हुनुहुन्छ।
11: प्रदेश सभा र प्रतिनिधि सभामा चुनिएका व्यक्तिले गर्ने काम एउटै हो कि फरक फरक हुन्छ? फेरि ऋषिराम भूषाल।
12: प्रतिनिधि सभाको चाहिँ काम चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा कानून तर्जुमा गर्ने, नीति निर्माण गर्ने, अध्ययन अनुसन्धान गर्ने, संवैधानिक निकायको प्रतिवेदन उप जाँचबुझ गर्ने, संविधानमा उल्लेखित निर्देशक सिद्धान्त तथा नीति र दायित्वको कार्यान्वयनको सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने, सरकारको गठन गर्ने लगायतका कामहरू चाहिँ प्रतिनिधि सभाले गर्छ। प्रदेश सभाको हकमा चाहिँ नेपालको संविधानले तोकेको अधिकार बमोजिमको विषयमा आफ्नो प्रदेशभित्रको कानूनको तर्जुमा गर्ने, नीति निर्माण गर्ने, प्रदेश सरकारको गठन गर्ने, प्रदेश सरकारको काम कारवाही उप निर्देशन गर्ने कामहरू प्रदेश सभाले गर्ने भयो। फरक के भयो भन्दाखेरि प्रतिनिधि सभामा जाने सांसदहरूले नेपाल सरकारको गठन लगायतका कामहरू गर्ने भयो, प्रदेश सभामा जानेले चाहिँ प्रदेश सरकारको गठन गर्ने र संविधानले तोकेका अरू कामहरू गर्ने भयो।
1: नेपालमा विक्रम सम्मत 2072 नयाँ संविधान जारी गरियो। देशको शासकीय स्वरूप परिवर्तन भएर संघीय गणतान्त्रिक संरचनामा रूपान्तरित भयो। स्थानीय, प्रदेश र संघ अर्थात केन्द्र गरी 3 तहको सरकारको व्यवस्था भयो। प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने र समानुपातिक गरी 2 किसिमको निर्वाचन प्रणालीबाट प्रतिनिधि र प्रदेश सभामा सांसदहरू चुनिने व्यवस्था लागू भयो। 2072 संवैधानिक व्यवस्था अनुसार नै 2074 स्थानीय, प्रदेश र केन्द्र अर्थात संघीय सरकारका लागि निर्वाचन भयो। स्थानीय सरकारले 5 वर्षे कार्यकाल पूरा गरेपछि गत वैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ भने आगामी मंगिर 4 गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा गरिन्छ। प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा के फरक छ? संविधानविद निलाम्बर आचार्य।
13: प्रत्यक्ष भने जनताका प्रतिनिधि हुन्, अप्रत्यक्ष समानुपातिक भने पार्टीले मनोनित गरेका हुन्। पहिलेबाटै पार्टीले मैले यिनीलाई मनोनित गर्नेछु, मेरो भागमा कति पर्दछन्, मतदानमा जनताले मत दिन्छन्, कुन पार्टीलाई पार्टी कलाई कति दिन्छन्, पार्टी कलाई कति दिन्छन्, त्यही अनुपातमा उनीहरूले चाहिँ मनोनित गर्दा फेरि पुरुष, महिला, जात, जनजाति, दलित, मधेसी इत्यादिको जे जे अनुपात छ त्यो अनुपातमा चाहिँ उनीहरूले मनोनित गर्ने हो।
1: प्रत्यक्ष अर्थात पहिलो हुने, निर्वाचित हुने विधिबाट हरेक निर्वाचन क्षेत्रमा 1 जना उम्मेद्वार विजयी हुन्छन् भने समानुपातिक निर्वाचन प्रणालीमा सम्पूर्ण मुलुकलाई 1 निर्वाचन क्षेत्र मानिन्छ। निर्वाचनमा सहभागी दललाई प्राप्त मत प्रतिशतका आधारमा सीट बाँडफाँड गरिन्छ। निर्वाचनमा महिला, दलित, उत्पीडित, अल्पसंख्यक समूहको प्रतिनिधित्व सुनिश्चित होस् भनेर समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको हो। तर नेपालमा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरिन थालेको बताउनुहुन्छ संविधानविद निलाम्बर आचार्य।
13: समानुपातिक भन्दा खास गरेर जनताको राम्रो पट्टो होस्, विज्ञहरू पनि आउन्, अनि जो चाहिँ भोट मार्फत आउन सक्दैनन् ती चाहिँ समानुपातिक मार्फत आउन्, ती त्यस्ता हुन् जो संसदमा चाहिने एकदमै सरकारलाई जिम्मेवार बनाउन र सरकार गठन गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हुन्। यी सबै कुरा हेरेर समानुपातिको व्यवस्था गरिएको हो, त्यसको दुरुपयोग भएको छ।
11: निर्वाचन आयोगले मंगिर 4 गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन कार्यनिर्देशिका 2079 दफा 28 तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2079 दफा 28 बमोजिम समानुपातिक तर्फका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। समानुपातिक तर्फ रहेका उम्मेद्वारहरूको बन्द सूची भनेको के हो? निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
14: सम्बन्धित राजनैतिक दलहरूले हामी निर्वाचनमा भाग लिन्छौँ भनेर उहाँहरूले आयोगले तोकेको अवधिमा निवेदन गर्नुहुन्छ। सोका आधारमा सम्बन्धित प्रदेशको जति सदस्यको निर्वाचन हुने हो बढीमा त्यति र घटीमा त्यसको 10% अर्थात् हरेक दलले बढीमा 110 सदस्यसम्म उठाउन पाउँछन् र घटीमा 11 उठाउन सकिने गरी दलले उम्मेद्वारहरूको नामावली संविधान र कानूनले तोके बमोजिमको प्रतिशतमा अथवा समानुपातिक समावेशिताको सिद्धान्त बमोजिम हुने गरी उहाँहरूले नामावली पेश गर्नुहुन्छ। यो अन्तिम बन्द सूची भनेको आगामी मङ्सिर 4 हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदानमा दलहरूले पाउने मतलाई आधार मानेर प्रतिनिधित्व गर्ने प्रणाली हो।
11: आयोगले सार्वजनिक गरेको बन्द सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा गरी 5,907 समानुपातिक तर्फ उम्मेद्वार रहेका छन्। त्यसमध्ये प्रतिनिधि सभाका लागि मात्र नेपाली काँग्रेसबाट 108, नेकपा एमालेबाट 110, नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट 110 र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट 88 उम्मेद्वार प्रस्ताव गरिएको छ। मंगसिर 4 निर्वाचन सम्पन्न भएपछि उनीहरू मध्ये को सांसद चुनिन्छन् र उनीहरू कसरी चुनिन्छन्? फेरि निर्वाचन अधिकृत गोकर्णमणि दुवाडी:
14: यो हामीले प्रतिनिधि सभाको कुरा गर्ने हो भने नेपाल देशभरिको एउटा निर्वाचन क्षेत्र मानिन्छ। यसमा 110 सदस्य निर्वाचित हुन्छन्। त्यसमा देशैभरिबाट कुल मतलाई हामीले आधार मानेर दलहरूले पाउने मत विभाजन गर्छौँ। त्यसमा जति सदर मत हुन्छ त्यो सदर मतको 3% थ्रेसहोल्ड छ प्रतिनिधि सभामा भने प्रदेश सभामा 1.5% थ्रेसहोल्ड छ। यदि कुनै पनि दलले यो प्रतिनिधि सभाको कुल सदर मतमा 3% भन्दा कम मत प्राप्त गरे भने त्यो सिट विभाजनमा गणना गरिँदैन। त्यस कारणले कम्तीमा प्रतिनिधि सभातर्फ सदर मतको 3% प्राप्त गर्ने राजनीतिक दलले 110 सिट मध्ये समानुपातिक हिसाबमा कति आउँछ त्यो सिट बमोजिम चाहिँ उहाँहरूले त्यो सिफारिस गर्न सक्नुहुन्छ। त्यो सिफारिस गर्ने भनेको उम्मेद्वार यो चाहिँ अस्ति हामीले 9 प्रकाशित गरेको अन्तिम बन्द सूचीमा समाहित उम्मेद्वारहरूको सूचीबाट उहाँहरूले सिफारिस गरेर पठाउनुपर्छ।
11: कुनै पनि उम्मेद्वारले मतदातालाई धम्क्याई, डर देखाई वा कुनै प्रलोभनमा पारी भोट माग्न पाइँदैन। यस्तो गर्नु गैर कानूनी पनि हो। तर निर्वाचनको मुखमा मतदातालाई विभिन्न प्रलोभनमा पार्ने, पैसा बाँड्ने, मासुभात खुवाउने, खानेकुरा, लत्ता कपडा बाँड्ने गरेको पनि सुनिन्छ। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल यसो गर्नु मतदानको दुरुपयोग हो भन्नुहुन्छ।
15: कसैले चाहिँ डोप प्रलोभनमा फसेर चाहिँ मतदान गर्न पाइँदैन, त्यो आचार संहिताको विपरीत कार्य हो। त्यो दिने मान्छे पनि आचार संहिताको चाहिँ उल्लङ्घन गरेको हुन्छ र दिनेले पनि त्यसरी चाहिँ प्रलोभनमा फसेर चाहिँ मतदान गर्नु हुँदैन। त्यो चाहिँ आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफूलाई उपयुक्त लागेको उम्मेद्वारलाई मतदान गर्ने हो। लोभ लालचमा फसेर चाहिँ मतदान गर्नु होइन। यो चाहिँ कानुनी रूपमा यो राम्रो पनि होइन र यो गर्न पनि पाइँदैन।
11: कानून त प्रलोभनमा परि डराई वा लोभ लालचमा बहकेर भोट हाले त्यसो गर्ने मतदातालाई समेत कारवाही गरिन्छ। फेरि निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भूषाल:
15: आचार संहिता उल्लङ्घन गरेको आयोगले चाहिँ त्यसको जानकारी आयो भने त्यसको प्रमाणित हुन गयो भने आचार संहिता विपरीतकै कारवाही हुन्छ।
1: हरेक निर्वाचनमा मतदान कार्य सकिएपछि तत्कालै मत गन्न थाल्नुपर्छ। मत गर्ने ठाउँ सुरक्षित हुनुपर्छ। छिटो छरितोसँग मत गर्न सक्दा नतिजा पनि छिटो छिटो निस्कन्छ। तर मतगणना प्रक्रिया ढिलो हुँदा निर्वाचन आयोग र अन्य सरोकारवालाहरूले समेत आलोचना खेप्नुपर्छ। यसपालि मंगसिर 4 हुने निर्वाचनमा मतगणनाको प्रक्रिया के हुन्छ? निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल:
16: मंगसिर 4 बिहान 7 5 तोकिएका केन्द्रमा गएर मतदाताले मत हाल्दछन् र त्यसलाई चाहिँ अब जनप्रतिनिधिले अन्तिममा चाहिँ त्यो मत हाल्ने समय सकिएपछि अब समय सकियो भनेर हामी चाहिँ चिरबन्दी गरेर त्यो सुरक्षित साथ निर्वाचन अधिकृत कार्यालयमा ल्याएर ती मतपेटिकाहरू बुझाइन्छ र सबै अब त्यो निर्वाचन क्षेत्र कन्स्टिचुएन्सी जति छ त्यो भित्रका सबै मतदान केन्द्रका मतपेटिकाहरू आएपछि कति बेला कुन समयमा चाहिँ मतगणना सुरु गर्ने भनेर छलफल गरेर नोटिस गरिन्छ र त्यही तोकिएको मिति र समयमा गणना प्रारम्भ हुन्छ। जसमा सदर बदर छुट्याएर उम्मेद्वारको चिन्ह अनुसार चाहिँ कुन कुन उम्मेद्वारले कति मत प्राप्त गरे भनेर टुङ्गो लगाउने, त्यसको अभिलेखीकरण गर्ने, त्यसलाई प्रमाणीकरण गर्ने, परिणाम निकाल्ने, को विजयी भयो भनेर परिणाम निकाल्ने प्रक्रिया नै के हो त मतगणना प्रक्रिया हो।
1: नेपालमा विगतमा भएका चुनाव हेर्ने हो भने पनि मतगणना प्रक्रिया झन्झटिलो र ढिलो भएको पाइन्छ, जसले गर्दा परिणाम सार्वजनिक हुन लामो समय कुर्नुपर्छ। मतगणना गर्न बढी समय लाग्नुको कारण बताउँदै हुनुहुन्छ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल।
16: अरूमा त त्यस्तो ढिलो होइन, स्थानीय तह निर्वाचनमा किन ढिला भयो भन्दा एउटा ठुलो पानामा 6 मतपत्र 7 प्रतिनिधिलाई एकै पटक मत हाल्नु परेको थियो, त्यस हुनाले अरू बेला एउटा मतगणना गर्न लाग्नु भन्दा त्यहाँ चाहिँ 6 गुणा 7 गुणा बढी समय लाग्थ्यो। त्यसले गर्दाखेरिमा 6-7 रिजल्ट चाहिँ निकाल्दाखेरिमा चाहिँ सबैले हेर्दाखेरिमा त्यो ढिलो भएको जस्तो हो। अब कुनै पदमा सदर पदरमा अल्मलियो अलिकति प्राविधिक कारणले गर्दा त्यो अलिकति
1: निर्वाचनको बेला सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न चुनौतीपूर्ण हुने गरेको छ। निर्वाचनको बेला ठाउँ ठाउँमा झडप हुने, मतपेटिका लुकाउने वा बोकेर भाग्ने, मतपत्र च्यात्ने लगायतका क्रियाकलाप हुने गर्छन्। मंगसिर 4 हुने निर्वाचन लक्षित गरेर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा र केही वाम दलले चुनाव बहिष्कार गर्ने घोषणा पनि गरेका छन्। यसले गर्दा यसपटकको निर्वाचनमा पनि सुरक्षा व्यवस्था चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। गत वैशाख 30 भएको स्थानीय तह चुनावमा पनि सुरक्षा व्यवस्थालाई चुनौती दिने खालका विभिन्न घटना भएका थिए। आसन्न मंगसिर 4 हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी कसरी गरिएको छ? गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेल।
17: 3 घेरा सुरक्षा घेरा रहेको हुन्छ, मतदान केन्द्रमा नेपाल प्रहरी र म्याजी प्रहरी हुन्छ र बाहिरी घेरामा चाहिँ सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेको हुन्छ। अब मतदान केन्द्रमै चाहिँ ढुक्कसँग सशस्त्र प्रहरी सेना हुँदैन, तर उनीहरूले बाहिर घेरा चाहिँ मोबिलिटी दिइरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि कसैलाई कुनै किसिमको अप्ठ्यारो परो, मतदान कार्यमा जान रोकावट भयो, कसैले जान दिएन, कसैले प्रेसर गर भने सबैले स्थानीय प्रहरीको टेलिफोन नम्बर 100 र जिल्ला प्रहरी प्रमुखको 4-5 र सिडिएको 4-7 फोन गरेर सहयोग लिन सक्नुहुनेछ।
1: 77 जिल्लाका 22,227 मतदान केन्द्र मध्ये 3,065 मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र 4,478 मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्य सूचीमा छन्। 7 प्रदेशमा 1,86,693 जना सुरक्षाकर्मी परिचालनको तयारी रहेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी प्रवक्ता टेक प्रसाद राई।
18: निर्वाचन कार्यलाई जिल्ला प्रहरीहरू परिचालन भइसकेका नै छन्। म्याजी प्रहरीहरू पनि हामीले भर्ना गरेर 1,15,000 मुलुकभर चाहिँ परिचालन हुँदैछ भने अब केही जिल्लाहरूमा हाम्रो प्रहरीहरू चाहिँ अबुक भएको हिसाबले हामीले केन्द्रबाट कार्यालयमा अति आवश्यक काम गर्ने बाहेक अन्य प्रहरी कर्मचारीहरूलाई हिजोदेखि हामीले चाहिँ थप मद्दतको लागि प्रदेशको जिल्लाहरूमा खटाइरहेका छौँ।
1: विभिन्न राजनीतिक दलबाट उठ्ने उम्मेद्वार त छँदैछन्, मंगसिर 4 निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरू पनि उल्लेख्य संख्यामा छन्। मंगसिर 4 हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा देशभरबाट 867 जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन्। नेपालको चुनावी इतिहास हेर्दा शुरूवातीदेखि नै स्वतन्त्र उम्मेद्वारी परेको पाइन्छ। 2004 सालमा भएको नगरपालिका चुनावमा उठ्ने सबै 21 उम्मेद्वार स्वतन्त्र हैसियतमा थिए। 2015 सालमा भएको निर्वाचनमा मात्र दलबाट उम्मेद्वार बनेको पाइन्छ। त्यो बेला 109 सीटका लागि भएको चुनावमा 268 जना स्वतन्त्र उम्मेद्वार थिए, तीमध्ये 4 निर्वाचित भएका थिए। 2048 सालमा भएको निर्वाचनमा 19 स्वतन्त्र उम्मेद्वार चुनाव लड्दा 3 निर्वाचित भए। 2051 सालमा 385 जना स्वतन्त्र उम्मेद्वार मध्ये 7 निर्वाचित भए भने 2056 सालको निर्वाचनमा 633 जना स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले पनि जितेनन्। 2064 सालको संविधान सभा चुनावमा 816 जनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका थिए, तीमध्ये 2 निर्वाचित भए। 2065 सालमा 6 लागि भएको उपनिर्वाचनमा 16 स्वतन्त्र उम्मेद्वार थिए, तर कसैले जितेनन्। 2070 सालमा भएको दोस्रो संविधान सभा चुनावमा 1,144 जना स्वतन्त्र उम्मेद्वार मध्ये 2 मात्र निर्वाचित भए। 2074 सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा 442 जनाले स्वतन्त्र उम्मेद्वारी दिँदा हुम्लाका छक्क बहादुर लामा मात्र निर्वाचित भए। यसरी नेपालमा भएका निर्वाचनको इतिहास हेर्ने हो भने स्वतन्त्र उम्मेद्वारको संख्या बढ्दै गएको पाइन्छ। जनताबाट प्रत्यक्ष चुनाव लडेर सांसद बनेका स्वतन्त्र सांसदहरूको भूमिका संसदमा कस्तो हुन्छ? कानूनविद चन्द्रकान्त गेवाली।
19: सांसदहरू हुन्छन् होइन, दलको हित लाग्दैन, उहाँ स्वतन्त्र तरिकाले आफ्नो विचार व्यक्त गर्न सक्नुहुन्छ अनि मतदान गर्न सक्नुहुन्छ, मत दिन सक्नुहुन्छ। यति मात्र हो कि स्वतन्त्र उम्मेद्वार चाहिँ बहुमतको सरकारको प्रधानमन्त्री हुन सकेन होइन, अपोजिसन पनि हुन सकेन, त्यस पछाडि माइनोरिटी पनि हुन सकेन, केवल चौथो प्रधानमन्त्रीको हकमा चाहिँ अरू दलहरूको सपोर्ट जनायो भने या समर्थन जनायो भने त्यो प्रधानमन्त्री बन्न सक्नलाई उनीहरू चाहिँ ठाउँ रहन्छ र जनताबाट जसरी जितेर आयो के एजेन्डाहरू जनताका लिएर आएका थियो, जनताको म्यान्डेटको त्यो म्यान्डेटलाई उहाँहरूले पुलस्त तरिकाले राख्न सक्नुहुन्छ।
1: हवस् त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ मंगलबार आउने नै छौ। तबसम्मका लागि हामी सबै बिदा हुन्छौ। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 58
2: चिया पनि यस्तो हुन्छ, मरिच मात्र ठोकेर चिया बन्छ।
3: मलाई चाहिँ ठिक्क लाग्यो है, चिनी कम मरिच ट्वाक्क छ।
4: त्यही त, योभन्दा धेरै गुलियो खाने भए त चिनी कारखानामै जानुहोस् न बड्डा।
3: अब लालु काकालाई तोरेको गेडामा त पाल खोज्ने बानी, केही न केही कुरामा खोज्न लागि त चुप लागेको पो।
2: नकराओ साउजी, भएपछि ग्राहकको चित्त बुझाउनु पर्दैन। कहाँ गयो तेरो केटो? त्यसले पकाउँछ बरु मिठो चिया।
3: त्यो काम गर्ने भाइ बा बिरामी भए भनेर अचानक घर हिँडिहाल्यो, मेरो त हातफुट्टै भाँचे जस्तो भएको छ नि।
2: त्यो आएन भने यो हिक्मतलाई राख्न भाँडा माझ्न। बाउको फेन्सी पसलबाट पैसा धुत्दै जान खाँदै गरेपछि अचेल थिम्किन दिन्नन् के रे? अरू के काम छ र यसको?
4: अर्कालाई हेपेर बोल्न त खुब जानेछ नि बड्डाले, अनि कति नै यो मास्कोटको सबैभन्दा व्यस्त आफू नै छान्छौ त बुट्टा।
2: छु छु त, अहिले पनि बुढीलाई एकैछिन पसलमा बस्दै है बुढी भनेर चिया खान आएको। ए अँ, जगत बाबुले बनाउन लागेको बाउसम्मको कुरो कहाँ पुग्यो?
3: चलिरहेछ लालु काका। अब खास गरी भर्खर बिहे गरेका, बाउ बन्न लागेका र केटाकेटी हुर्काउँदै गरेका बाउहरूलाई समेट्दैछौँ हामीहरू।
4: भविष्यमा बाउ बन्न सक्नेलाई समेट्दा हुँदैन जगत?
2: जसको आज बेलुकाकै भविष्यको टुङ्गो छैन उसले भविष्यमा बाउ बन्न सक्ने भन्छ, हँसाउने पनि सीमा हुन्छ नि।
4: चुप लाग्यो बट्टा तपाईँ, यो बाउ समूहले गर्छ चाहिँ के जगत दाई?
3: यो खासमा श्रीमानहरूले आफ्नो श्रीमतीलाई गर्भावस्थादेखि बालबच्चा नहुर्किन्दै सघाउन, आपसमा छलफल गरेर परिवार योजना बनाउन भनेर ज्ञान आदान प्रदान गर्न बनाएको समूह हो हिक्मत भाइ।
4: ए
2: पहिला बिहे गर्न, बिहे गरेकै दिन जगत बाबुले तँलाई समूहको सदस्य बनाइदिइहाल्छ नि। होइन
4: हेर बुढा, वास्तवमा भन्ने हो भने मेरो बिहेको लगभग सबै तयारी सकियो, केटी खोज्न मात्रै बाँकी हो।
3: खालि उटङ्गे उटङ्गे कुरा मात्रै गर्छ झन्।
4: अनि केटी नै भेटिनन् त, मैले के केराको थामसँग बिहा गर्नु?
3: अब केटीदेखि हराएको सिक्का हो र भने बाटो बाटोमा खोज्दै हिँड्दा भेटिने। अब चिन्जान हुनु पर्यो, मन मिल्नु पर्यो।
2: तेरो ए उत्सव, तेरो ससुरालीमा थिन्ने हो तिनानी? तेरो साइला ससुराकी छोरी के?
3: यसको पानी हेर्दा त साइला ससुराकी छोरी होइन, भट्टीकी साईले भेटाइदिउँ जस्तो लाग्छ नि काका। अब दुईजना साथी चाहिँ साडु साडु भएको चाहिँ राम्रै हो है। अब यता रमा बहिनीलाई पनि आफ्नै काकाकी छोरी छिमेकमा हुँदा त साथी हुने भयो नि। अब यो लम्फोलाई मैले साली फकाइदिएँ भन्ने कुरा थाहा पाएँ भने मेरो त ससुराल जाने आउने नै बन्द हुन्छ। यस्तोलाई मिलाइदिनु मैले
4: कति नै यसैलाई मैले तेरै साली बिहे गराइदिएँ भनेर हात जोडे जस्तो पो गर्छ ग्याठे। यो संसारमा बिहे गर्न तेरै फेसुवाली मात्रै छ र? कसम जगत दाई, एक महिनाभित्र बिहे गरेर देखाइन्छु म यसलाई, लास्ट हेबे गाँठे।
3: लु बाबा फुर्ती नलगा, हेर्दै जाउँला म पनि। म भएन भने तल कसले केटी खोजिँदो रहेछ, कसरी बिहे हुँदो रहेछ हेरौँ न म पनि।
4: ए भयो भयो भयो, तैँले पनि फुर्ती नलगा, आजसम्म तैँले केटी नखोज्दै रे बिहे नगरे हो र मैले?
3: भुती भए त गरिहाल्थेस् नि बिहे।
4: तिमीहरू जस्तो स्वास्नीको फरिया बेरी हेर बस्नु नपरोस् भनेर तँ जस्तो छिर्के आने साथीलाई त देखाउनेकै लागि भए पनि बिहे गरिन्छ, बिहे नगरौँ जे तिम्रो ठाउँमा आउन त के तसँग भेट्दैन भेट्नु।
5: पानी परे पछिको आकाश खुले झै।
3: पुरानो फिल्मको भए पनि यो गीत कस्तो राम्रो छ है गान्जी।
6: ठिकै छ दाई,
5: मुसुक्क हाँसी देऊ।
6: दाई सो राम्रो भए पो सुनिरहन मन लाग्छ भने।
3: तैँले मात्र हो गान्जी मेरो स्वर नराम्रो भने, सबैजना मेरो स्वर सुनेर कस्तो लट्ठ पर्छ।
6: पत्याएको
3: आज यति नै गरौँ कान्छी, बाँकी भोलि खनेर मकै छराउँला हुन्न?
6: होइन नि त, सकाएर जाउँ, घर गएर भात नै खाने हो क्या रे, अलि ढिलो खाए पनि भइहाल्छ नि, भोलिलाई फेरि के राख्नु?
3: लौ बिर्सेस क्या हो कान्छी, आज ठुला आमाका पूजा होइन, भात खान उतै जाने हो नि, भात कुर्न पऱ्यो भने ठुली आमा कस्तो रिसाउँछिन्।
6: ए जान्न म त पूजा सुजामा।
3: घरमा भात पकाएको छैन होला, नगरे के खान्छ त?
6: बरु जे छ त्यही खाएर बस्यो, तर ठुलो आमाका त मरे जान्न। अस्ति मैले एक थप्पड हाने कि होइन,
7: तैँले पनि त्यसरी मुख चलाउन नहुने। जति रिस उठ्दै भए पनि आफ्नै ठुली आमा हुन्।
6: खुब मेरो बारेमा बुवालाई भड्काउँदै रहेछन्। मलाई घरमा नराख्नु रे, मामा घर भए पनि पठाइदिनु रे, मेरो देखासिकी अरूले गर्यो भने गाल पर्छ रे बुढी।
7: तिनको बोली नै त्यस्तै हो, थाहा छ त तँलाई।
6: ठुली आमाको कुरा सुनेर मलाई बुवाले झन्डै पिट्नु भयो। पहिला गाउँभरि आफैले बेजत गर्दै हिँडिन् मेरो, अहिले मैले गर्दा कुलको इज्जत गयो रे।
7: छोड्दैन त कान्छी, तिमीले भनिन् भन्दैमा हुन्छ र?
6: त्यसो भनेर हुन्छ कि क्या हो दाइ? सबैले मलाई नराम्रो देख्दैनन् त। मलाई देखेकी सबैजना खासखुस गर्न थालिहाल्छन्। तिमीले गर्दा भएको हो यो सबै।
7: हेर कान्छी, तँ कस्तिस भन्ने तँलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कि सबैलाई म नराम्रो होइन भनेर भन्न सक्नु पर्यो?
6: एकजना होइन, दुईजना होइन, कतिजनालाई भन्नु दाइ?
7: हो, त्यही भएर मैले यो कुरालाई यहीँ छोड्दै भनेको। जे हुनु भइसक्यो, यही एउटै कुरा सम्झेर बसेर हुन्छ त?
6: सम्झिन कसलाई मन छ र दाई? आफूले बिर्सिन्छु भन्दा पनि अरूले बिर्सिनै दिँदैन रहेछन्।
7: पहिला तँ आफू वास्ता गर्न छोड त, अरूले पनि भन्न छोड्दा रहेछन् कि रहेनछन्?
6: आमा खालि रोइरहनुहुन्छ, बुवाको पनि दम बढ्या छ। मेरो कारणले सबैले दुःख भयो जस्तो लाग्छ दाई मलाई।
7: हो यस्तै यस्तै सोच्छस् र त अनि, तर आजभरि पढाइमा पनि ध्यान छैन। साँच्चै भोलि स्कुलमा कार्यक्रम छ भने होइन, कविता लेखिस्? लो अनि भोलि कविता नभन्ने?
6: खै
7: खै पो भन्छ, कुसुमले स्कुलको कार्यक्रममा कविता नभनेर होला त।
6: नयाँ कविता लेख्न सकेको छैन कि दाइ, फोकस नै हुँदैन मेरो।
7: नयाँ लेख्न नसके पुरानो भन्,
6: हेरौँ अब के हुन्छ।
7: तेरा लागि कविता पढाइभन्दा ठुलो अरू कुरा के हो र कान्छी? भइसकेको कुरामा सम्झेर कसरी अगाडि बढ्न सकिन्छ भन त?
6: के गर्ने त दाइ, के गर्ने? स्कुल छरछिमेक सबैको अगाडि नराम्रो भएको छु म, के गर्ने कसो गर्ने? खालि छटपट मात्रै हुन्छ मलाई त।
7: तँलाई आफू सही छु भन्ने छ नि होइन कान्छी?
6: हो दाइ।
7: अनि आफू सही छु भन्ने थाहा हुँदाहुँदै दुनियाँको कुराले किन टेन्सन लिन्छस्? खुरुखुरु आफ्नो काम गर।
6: ट्राई त गरिरहेको छु नि दाइ, तर सक्दै सक्दिनँ। आज भोलि त झन् मेरो कोही छैन जस्तो लाग्न थालिसक्यो, एकदमै एक्लो फिल हुन थालेको छ।
7: त्यस्तो पनि सोच्ने हो? हेर कुसुम, म हुन्जेल तैँले कहिल्यै आफूलाई एक्लो सोच्नु पर्दैन। तेरो दाई जस्तो सुकै अप्ठ्यारोमा पनि तेरो साथमा छ।
6: दाई, यदि मैले जानी नजानी कुनै गल्ती नै गरेँ भने पनि के तपाईँ मलाई साथ दिनुहुन्छ र?
8: ओ आयुष, तैँले के गरे? हेर त तेरो गोजी मसीले मसी भरियो त।
9: Oh my God, बर्बादै भएछ।
8: बेला बेला तेरो ध्यान कहाँ जान्छ भने, यस्तो पनि गर्छ त कसैले?
9: थ्याट, हतार हतारमा गर्दा यस्तो भएछ यार, ढक्कनै लाउनु बिर्सेछु।
8: केटोले पेनको ढक्कन त लाएछ, तर अगाडिबाट लाउनु पर्ने पछाडिबाट लाएर पो हालेछ गोजीमा।
9: त्यही भएछ भने के गर्ने होला यार?
8: अब के गर्ने, घर जाने, यो सर्ट फाल्ने, अर्को सर्ट किनेर लाउने।
9: आफूसँग पैसा खडेर लागेको बेला कहाँबाट किन्नु अर्को सर्ट? यसैलाई धोएर लाउने हो, धोए त गइहाल्ला नि होइन?

0: आइजा भन्छ ल जाउँ
1: भयो जाँदैन म त
0: लो के भयो फेरि
1: केही भएको छैन त खाएर आएस म यतै बस्छु
0: भर्खरै छिटो जाउँ अहिले बेल बच्छ भन्दै थिइस् त के हो फेरि
1: भइगयो नि त अहिले नजाने मुड भयो मेरो
0: के खालको मान्छे रहेछ यार भर्खरको भर्खर के भयो तँलाई
1: के भएको छैन त्यो विवेक त्यही क्यान्टिनमा छ भने होइन
0: हो
1: अन्त जाने हो भने जाउँ विवेक त्यो क्यान्टिनमा छ भने म त्यहाँ जान्न कुरो त्यही भयो
0: ल किन
1: अब किन भन्ने
0: कस्तो रहेछ के रिजन त होला नि तिमीहरू फेरि झगडा गरे हो
1: मान्छे मन नपर्नलाई झगडै हुनुपर्छ भन्ने छ र त्यसको व्यवहार त तँलाई थाहै छ त
0: ए खास कुरा चाहिँ के हो भन्न खालि कुरा घुमाएको घुमाइसँगैदेखि
1: अब तँलाई के भन्नु त्यही सरला दिदीको कुरा छैन
0: कस्तो कुरा
1: उसले फोन गर्ने भन्ने कुरा के
0: बुझे भन के भयो
1: एकपटक त तैँले पनि सम्झाएकै हो क्यारे कि होइन भन् त
0: हो अबदेखि म के गर्दैन भनेको थिएँ त्यो बेला पनि
1: अचेल फेरि त्यसले फोन गर्ने म्यासेज गर्ने फेरि उस्तै गर्न थालेछ भने
0: यो विवेक त घामडै रहेछ यार
1: त्यसलाई देख्यो कि मेरो त कहाँबाट रिस उठ्छ भने त्यही भएर मलाई भेट्नै मन लाग्दैन त्यसलाई
0: मलाई के थाहा त तिम्रो यस्तो भन्ने
1: अस्ति दिदीको मोबाइल चार्जमा हुँदा यसो चेक गरेको त सबै थाहा पायौँ अस्ति त बिहे गर्छु भन्दै म्यासेज पठाएको रहेछ भने
0: अनि गर्छ भने गरिदिएँ नि त झन् विवेक दाईलाई के छ भिनाजु भनेर ढोक्दैलास्
1: ए जोक नगर्न यार त्यो मुलाले मेरो दिदी बिहे गर्ला जस्तो लाग्छ तँलाई
0: त्यसो भए दिदीलाई सम्झा नि त यो मान्छे यस्तो छ यसको भनाइमा नलाग्नु भनेर
1: के सम्झाउनु यार दिदीले उल्टै गाली गरेर मलाई नै मार्ला जस्तो गर्छ भने मैले जे गरेँ नि तँलाई के मतलब पो भन्छ बहिनी भावे मैले जानेको थिएँ अब दिदी परि
0: त दुईतिरको चेप्पामा परिछस् त अब के गर्छस्
1: अब चाहिँ बुवालाई नै भन्नु पर्ला जस्तो छ यार
0: यसमा बुवा आमालाई भनेर के गर्छस् तेरो दिदी आफै विवेकको पछि लाग्न थालेपछि त्यो मैले रोक्न सक्छौ त
2: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
3: गत हप्ता सोधेको प्रश्न थियो स्थानीय तहको निर्वाचन कहिले हुँदैछ यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली कालीकोटबाट सन्जु बम हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको प्रश्न हाल नेपालमा कति तहको सरकार छ प्रश्न फेर एकपटक हाल नेपालमा कति तहको सरकार छ केही प्राविधिक समस्याका कारण तपाईँले 32100 रोपेगुनाफल नियमित रूपमा सुन्न सक्नु भएको छैन अङ्क 51 पछि 32100 सुन्न नपाइएका अङ्कहरू यहाँहरूले छिट्टै सुन्न पाउनुहुनेछ प्राविधिक समस्याका कारण भएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौ छुटेका र नयाँ अङ्कहरू सुन्नका लागि 32100 डायल गर्दै गर्नुहोला
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456677 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क

नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 60।
2: छी उत्तम दाई, कस्तो हँसाउनु भयो। कुरा साँच्ची के हो कि हामीलाई हँसाउनलाई मात्र भन्नुभएको हो?
3: कस्तो नपत्याएको, साँच्चै हो भने नभएको कुरा भन्छु त।
4: उत्तम बाबुको कुरा नपत्याउनु है इन्दु, हँसाउनका लागि जे पनि भन्नुहुन्छ।
3: भरे गएर आफ्नो सासूआमालाई सोध त इन्दु, उत्तम दाईले यसो भन्नुभएको थियो हो कि नै भनेर।
2: त्यही त, उत्तम दाई सानो छँदा तपाईँको माटोको गाग्री फुटाएको रे, उल्टै लडेर आफैले लगाएको धोतीले मुख छोप्यारे, हो आमा भनेर सोध्ने नचाहिने कुरा।
4: यिनीहरूले त्यसो भनेर सोधी भने त गुरुदेवी काकीले भाटा लिएर लकेटिनु होला।
5: के हो तपाईँहरू त रहरै लाग्ने गरी हाँस्दै हुनुहुन्छ त।
3: ए सौगात, यसो पुरानो कुरा सम्झ नि।
5: ए म त ढिला भयो भनेर त गुर्दै आएको, भर्खर हामी पाँचजना मात्रै जम्मा भएछौँ त।
3: त्यही त भनेको, टाइम भन्दा आधा घन्टा ढिलो भइसक्यो, अझै आइपुग्दैन नि त।
2: मैले त झन् नानीलाई सुताएर आएको छु, छिटो छिटो गरेर जानुपर्ने, घरमा अरू कोही छैन।
5: अनि नानी उठ्यो भने त रोली नि त।
2: त्यही भने यहाँ समय लाग्ला जस्तो छ, म त जाउँ क्या रे।
5: आइसकेपछि काम नसकी के जानु हो भाउजू? कुसुम आज घरमै छ, नानी हेर भनेर कुसुमलाई फोन गर्नु न बरु।
2: ए हो त नि, यहाँ फेरि फोनको टावर नै राम्रो आउँदैन।
5: अनि आजको भेलामा वडाध्यक्ष आउने कुरो छ कि छैन?
3: छैन छैन, आज हामी मात्रै सल्लाह गरौँ, उहाँसँग पछि छुट्टै बसौँ।
2: नानी उठ्छ कि उता घर गएर बस्छ है?
5: अनि बाटो तल साना गाउँसम्मै लैजाने कुरो छ कि के छ दाइ? म अस्तिको छलफलमा आउन पाइनँ।
3: कुरो त त्यस्तै छ, आजको छलफलबाट टुङ्गो लगाउन पाए हुने भनेको, खै यस बेलासम्म कोही आइपुग्दैनन्।
4: अरू नआए पनि टोपबहादुर दाई त आइपुग्नु पर्ने हो, बाटो बनाउन सबैभन्दा धेरै तिनै तात्या छन्।
5: म आउँदा तिनी आँगनमा बसेर नुहाउँदै थिए।
3: एकछिन कुरेर सँगै ल्याउनु पर्थ्यो नि, मान्छे कुरिरहेको देखेपछि अलि छिटो गर्थे कि।
5: बोलाइन मैले।
6: एउटा कुरा सोध्छु है सौगात बाबु।
5: के कुरा दुर्गा भाउजू?
6: तपाईँको त्यो टोपबहादुरसँग झगडा पर्यारे हो?
4: झगडा मात्रै हो र, मेरो बुढाले नछुट्याएको भए पिटापिट नै पर्थ्यो नि।
2: हाम्रो सौगात बाबु त्यत्तिकै झगडा गर्दै हिँड्ने मान्छे त होइन है। होइन त्यस्तो के पर्यो र सौगात बाबु?
5: पायो भनेर अर्काको छोरी चेलीलाई जे पायो त्यही भन्नुहुन्न क्या भाउजू? अब मेरै अघि कुसुमलाई तथा नाम भनेपछि म सहन सक्छु?
4: त्यस्तो नचाहिने कुरा केही गरेका थिएन है, भएकै कुरा गर्न नपाउने भन्ने छ र?
2: त्यस्तो के कुरा भयो र काकी?
4: आफ्नो छोरीलाई कुसुमसँग नहिँड भनेर गाली गर्दै थियो, त्यत्तिकै यो सौगातले कुरालाई ठुलो बनाएर।
5: तिनले कुसुमलाई के भने भनेर म अहिले तपाईँहरूको अगाडि भन्न सक्दिनँ, तिनले त्यस्तो कुरा भन्न पाउँछन्?
2: आफ्नै मान्छेले भन्ने बाटो त्यहाँ छ, कसैले अगाडि नै भन्छन्, कसैले पछाडि कुरा काट्छन्, सबैसँग झगडा गरेर हिँडेर साध्य लाग्छ।
6: त्यो चाहिँ हो है, कुसुम र मिश्रीको छोराको कान्नले गाउँ नै हल्लाएको छ।
5: हेर्नु, तपाईँहरूले सोचेको जस्तो कुसुमले केही नराम्रो गरेकी छैन, त्यही पनि मानिलिउँ ल, कुसुमले नराम्रै गरिरहे, अरूलाई के को टाउको दुखाइ?
2: हे सौगात बाबु, तपाईँ चुप लाग्नु न।
3: त्यसो भनेर चाहिँ हुँदैन है सौगात, कुसुमको देखासेखि हाम्रा छोराछोरीले गर्यो भने नि, बिहा गरेर अर्का घर जानुपर्ने जात, आफ्नो ठाउँमा त बस्नु पर्यो नि, गति छाडेर हुन्छ?
5: ए बाबा, साथी साथी एकछिन सँगै बस्दैमा गति छाड्या हुन्छ र भने?
4: भिए नगरी त्यसरी हिँडेपछि गति छाडाइ नभए के हुन्छ त?
5: तपाईँले त आफै देखे जस्तो कुरा गर्नुभयो त काकी।
3: त्यो हरिशले मेरो छोरालाई खुद बनाएर नभएको कुरा गर्यो त त्यसले।
5: हेर्नु, जसले जे भने पनि मेरो बहिनी गलत छैन भन्ने मलाई राम्रोसँग थाहा छ, कुरो बुझ्नुभयो नि?
2: तपाईँले माने पनि नमाने पनि कुसुमले गल्ती चाहिँ गरेकै हो है सौगात बाबु। सारा समाजले गलत माने कुरालाई गलत होइन भन्न मिल्छ? अब अरू कुरा होइन, उसैसँग बिहे गराइदिनु नै बुद्धिमानी देख्छु म त।
6: ला त रोजिना, पछाडिको सबै सिन देखिने गरेर खिच्दे त।
1: के खिच्ने भन्छ बिन्तेले?
6: भिडियो खिच्दैन, टिकटक भिडियो बनाउने हो के? एकछिन ल, म गीत सिलेक्ट गर्छु।
1: ल ल छिटो गर, खुसबु अझै आइन, किन ढिला गरे होला त्यसले?
6: कसै कसैलाई लेख त दिला होली नि, आज त जुत्ती लगाएर त्यसको सेक्रेट पत्ता लगाउनुपर्छ है।
1: ल ल
6: ल ल, भेट्यो यसैमा बनाइदियो त, त्यो आउँदा बेर त एउटा बनिहाल्छ नि।
1: ल कहिले, म खिचिदिन्छु।
6: टाइमर लगाइदिए है पहिला।
1: ल ल ल, रेडी है त।
6: ल ओके, ल स्टार्ट गर।
7: सुनसानी रातमा यो मेरो आत्मा जस कभीको माया दु।
1: ल ल, आज मेरो पनि एउटा राम्रो टिकटक बनाइदेऊ त।
6: ए रोजिना,
1: भन किन?
6: आज खुसबुले टिकटक बनाउने रे, घाम कताबाट आएको छ हेर त।
1: कस्तो, किन मैले टिकटक बनाउनै नहुने हो र?
6: भइहाल्छ नि
1: रोजिना, तँ पनि आइज है।
6: सेल्फीबाट बनाऊ है सबै।
1: ल यसमा चाहिँ एकदम दामी इफेक्ट लगाएर बनाई बिन्ती।

0: ल ल भयो अब मोबाइलले। अनि बिन्ता, आज नयाँ वर्षको अवसरमा के पठाइदिस् त तेरो हिलोलाई?
1: हा, केही पठाएको छैन मैले, बरु एउटा नयाँ क्यान्डिडेटको म्यासेज आएको छ बिहानै।
0: ए हो र, के भनेर पठाएछ त? खै देखा त।
1: अरू के भन्ने हो र, नयाँ वर्षको सुरुवातसँगै हामीले नि हाम्रो मायाको सुरुवात गरौँ न है भनेर पठाएको थियो नि।
0: ए अनि सुरु गरिदियो नि त, के भएर?
1: हा, अहिले वेटिङमा छ, हेरौँ पछि कस्तो हुन्छ।
0: यस्तो नामै लुकाएर मेसेज गर्ने, लुकी लुकी फोन गर्नेहरूसँग पनि के माया गर्छौ केटी हो? त्यस्तासँग कसरी घरबार चल्ला तिमीहरूको?
1: माया भनेको यसको जस्तो हुनुपर्छ, लुकाएर पनि छैन, देखाए पनि छैन, होइन त रोजिना?
0: चुप्लाग। साँच्ची खुसबुलाई केटाले कसरी प्रपोज गरेपछि चाहिँ एक्सेप्ट गर्छ होला है?
1: सोध्न, यहीँ त हुनुहुन्छ नि हाम्रो जेन्टल लेडी।
0: भन् त खुसबु, तँलाई कसरी गरेको मनपर्छ?
2: के भन्छ यसले?
1: यसले एकदम नयाँ स्टाइलले गरेको मनपर्छ होला।
0: चुप्लाग,
2: बदमासहरू।
0: मेरो मतलब केटाले कसरी प्रपोज गरेपछि चाहिँ मनपर्छ भनेको के?
2: मलाई यो लभ सब म्यासेजको अहिले भाले लाग्दैन, मतलबै छैन।
0: ल थाहा पाइस त बिन्ता, खुसबुलाई यो म्यासेज गरेको मनै पर्दैन रहेछ नि है।
1: ए हो र, ल म एकैछिनमा फ्रेस भएर आइहालेँ है।
0: ल ल जा, अलि छिटै आइज है फेरि।
2: तिमीहरू मोबाइलमा पनि लभ यु भन्ने लभ लेटर पठाउने नगर न, समय आएपछि सबै कुरा आफै भइहाल्छ नि।
0: ऊ समय आए जस्तो छ है अब चाहिँ। खै हेरौँ त कसले पठाएको रहेछ।
2: के हेरौँ हो, त्यही एन्टिसीले पठाएको होला।
1: फेरि के पठायो एन्टिसीले? न्यु इयर गिफ्ट आयो कि क्या हो?
0: खुसबुलाई एन्टिसीले म्यासेज पठाएछ, के लेखा छ सुन्छेस?
1: सुना न के रहेछ।
0: ल सुनै त। तिम्रो पिछा गर्दा गर्दै एक वर्ष बित्यो, अब त नाइ नभन ल, यसै वर्षदेखि हाम्रो गहिरो माया बस्नेछ। नयाँ वर्षको शुभकामनासँगै मुटु भरिको माया छ है खुसबु, लभ यु धेरै।
1: वाह क्या खतरा, मान्नुपर्छ यार यो मान्छेलाई, लास्टै माया गर्ने रहेछ नि।
0: के हो खुसबु, खतरा आयो त?
2: ए जस्तो सुकै आओस्, यो उमेरमा यस्ता कुराहरू आइरहन्छन्, तर म यस्ता कुराको पछि लाग्नेवाला छैन। यो टाइम भनेको करियरमा फोकस हुने टाइम हो, तिमीहरू पनि ख्याल गरे केटी हो, पछि खुसबुले यसो भने कि थिए भनेर सम्झनु पर्ला।

0: के गरेको हेर्नु पर्दैन
1: के भयो किन के भयो
0: त्यहाँनिर छोरी सुतेकी छे कि हेर्दै नहेरी थ्याच्च बस्दा च्यापी भने
1: ए हो र भन्नु पर्दैन त अनि थकाएको सुरमा थाहा नै पाइएनछ
0: भन्दा भन्दै थच्च बस्दिने आफू
1: अनि अनि के गर्न लागि छौ नि तिमी
0: लगाएको लुगा फुकालेपछि पट्याउने कसैको बानी नै छैन छरेर पत्रको पट्याएर राख्नु लागि
1: ए उसो भए सोध्छु है म त साह्रै थकलाएर छ आज
0: थकाइ त हामीलाई पनि लागेको छ नि उत्सव दिनभरि अफिसमा त्यसमाथि पनि घरमा आएर सबै काम गर्नु छ
1: अब छोरी नहुर्किँदै जाइरहनु हतार भयो तिमीलाई के भनौ त म
0: कामको थकाइ र छोरी हुर्कने कुरा कसरी जोडेको के
1: जोडिन्छ नि घर आएपछि छोरीसँग बस्नै पर्यो आमाको गनगन गन बन्द गर्नु भए पनि घरको काम गर्नै पर्यो अनि थाकिहाल्छौ नि
0: के गर्ने त हामीसँग अरू उपाय पनि त छैन आमाले छोरी हुर्काइदिनुहुन्छ भन्ने ठानेको
1: त्यही त अब मेरो पनि यता कुखुराको खोर बनाउने काम आधैमा अड्किया छ उता ढावामा काम गर्ने केटो पनि हप्ता दिन भइसक्यो फर्किया छैन तनावै तनाव छ
0: हामी जस्ताको तनाव त मर्दाको दिनमा मात्र सकिन्छ
1: ए के मरेर सरेको कुरा गरे के तिमी पनि अब आमाले सरसोई गरिदिएदेखि कति सजिलो हुन्थ्यो गर्नुहुन्न के हाल्नु
0: त आमाले गर्न सक्ने सहयोग भन्या नि केटाकेटी हेरिदिने र भान्साको काम गर्ने नै हो त्यही काम गर्न आमालाई मन पर्दैन अरू काम त उमेर घुँडाको दुखाइले पनि गर्न सक्नुहुन्न नि
1: छोड्दो कि अहिले थाकेको बेलामा यो लुगा सुगा पटाउने काम नगर त म भोलि पट्याइदिउँला नि
0: हेर न मुखले चाहिँ ठिक्क पार्छ जहिले गरे पनि आफैले गर्नुपर्छ
1: खै त अरू लुगा चाहिँ तिमी पट्याउ यो तन्ना सन्ना चाहिँ म पट्याइदिउँला नि त खै अलि त सर त
0: सिङ्गान कुस्ने रुमाल त पट्याएको देखा छ नि अहिलेसम्म के लुगा पट्याउँछ तिमी
1: कोसिस गर पनि नदिने त तिमी
0: है ग छोड्दो कि
1: उसो भए तिमी पनि छाड्दैन त यो लुगा पट्याउने काम बरु थक लायो भने होइन कि म जिउ मसाज गर्दै टक्क लाएर
0: हुन्छ
1: खै अलि हो रमा विदेश बस्दा कति कुरो देखियो कति टक्क लाएर कस्ता कस्ता चिटिक्क परेका बङ्गला कस्ता कस्ता चिल्ला चिल्ला गाडी मान्छेहरू पनि कति धनी
0: अनि
1: हामी यो जुनीमा त्यस्तो धनी हुन सकौँला त कहिले
0: सपना देख्न छोडिदियो कि धरती टेक्ने जरो नहुनेले आकाश सुन्ने सपना नदेखेकै राम्रो
1: रहर त लाग्छ नि रमा टक्क लाएर सपना त देख्न पाइयो नि पुरा होला नहोला त्यो अर्कै कुरा हो कि
0: खोइ छोरो त उच्च छोरीले चेपी जस्तो छ म सिरक मिलाइदिन्छु ल सुत्यो होला भनेको यो केटो त सिरक ओढेर गेम खेलेर पो बसेको रहेछ
1: के रे सुत्न छोडेर यस बेलासम्म गेम खेलेर बसेको छ
0: अँ त भने ओ बाबु मोबाइल यता दे त
2: एकछिन खेला त अनि मैले ल र अब सुते म गुड नाइट
1: होइन यसलाई अब कसरी चाहिँ तलाउने होला रमा भन त
0: म के भनौँ तिमी आफै भन न
1: हेर रमा कि त यसलाई मोहन दाईकोमा राखेर पढाउनु पर्यो कि त मामाहरू पठाइदिइहाल्नु पर्यो
0: खोइ आफ्नै आँखा अगाडि त यस्तो तालछ अरूको भरमा छोड्दा झन् के हुने हो
1: केही न केही त गर्नै पर्यो रमा यो केटोलाई
0: खै के पो गर्ने हो स्कुलमा पनि आमाले गएर के भन्नुभयो कुनै कृष्ण सरले फोन गर्नुभएको थियो
1: मलाई नै फोन आएको थियो स्कुलबाट आमाले सन्देशलाई अर्को स्कुलमा हालिदिन्छु भनेर आउनु भएको रहेछ
0: स्कुल फेरेर मात्रै के हुन्छ र आफ्नै बच्चा यस्तो भएपछि
1: त्यही भएर अरू केही होइन राम कि यसलाई म कुटी कुटी गर्न तलाउँछु कि यसलाई म पाँच वर्ष कसैको मुख समेत देख्न नपाउने ठाउँमा पठाउँछु रातो दिन यसकी मात्र टेन्सन लिएर कति भन्नु सक्दिनँ म
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
4: गत हप्ता सोधेको प्रश्न थियो हाल नेपालमा कति तहको सरकार छ यसको सही उत्तर हो 3 तहको स सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईलाई नाटकमा सबैभन्दा मन पर्ने पात्र को हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3200 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हौस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 18
2: अन्जे गुवाबो ढोड थप त
3: ढोड पनि राम्रोसँग नबलेको आज टाट्नु बनाइसकेन दाई
2: अलिकति बाँकी छ हात छिराएर छिटो छिटो काम गर्नै सकेको छैन
3: आज त के को हतार मास्को जाने बस 11 बजेसम्म गइहाल्छ क्या रे
2: 9 बजेकै बस समात्न सके 2 बजेसम्म पुगिसकिन्छ अलिअलि बिहानी बैङ्कको काम गर्न भ्याइन्छ कि भनेर छिटो निस्किन खोजा
3: सघा दाई यो खोले यतिको पातलो भयो हुन्छ
2: है अझ बाग्लै छ अलिकति पानी थप 100 बाख्रा पुर्याउनु पाए ढुक्क हुन्थ्यो भने
3: 100 अनि त्यत्रो बाख्रो यो खोरमा अट्छ त
2: त्यही भएर त तल्लो बारीमा ठुलो खोर बनाउने भने त्यही भएर त ऋण लिन लाग्यो नि कान्छे
3: अनि माग्ने बित्तिकै ऋण दिन्छ त दाई
2: कहाँ माग्ने बित्तिकै दिन्छ लामो प्रोसेस हुन्छ समय लाग्छ
3: दाई साँच्ची मलाई मास्करबाट किताब ल्याइदिनु है
2: पढ्न मन लगा न किताब त जति नै ल्याइदिइहाल्छु नि
3: अरू किताब भनेको होइन के कविताको यसपालि मदन पुरस्कार जित्ने राइटरको कविता बुक आएको छ अरे
2: खालि कविता मात्र पढेर हुन्छ मैले अस्ति ल्याइदिएको किताब पढिस् कि त्यतिकै थन्काइस्
3: त्यो किताब किन ल्याउनु भएको मैले पढ्दैन भनेको थिएँ क्या अरे त्यत्तिकै पैसा मात्र खेर फालेर
2: कुसुम पढाइको कुरा गरेको किन टोलाइहाल्छे
3: सुनिरहेछु
2: छिटो छिटो काम सकेर त पनि ठिक पर् सँगै निस्किनुपर्छ
3: म पनि मास्कर जाने
2: हेर न यसको ताल स्कुल जानु पर्दैन स्कुल खुल्या कति भइसक्यो
3: सौगात दाई भोलिपल्ट पक्का जान्छु के आज कस्तो मलाई टाउको दुखिरहेछ
2: जहिले एउटा न एउटा बहाना बनाउँछेस् यस्तो तालले कसरी हुन्छ कुसुम
3: साँच्ची भोलिपल्ट जान्छु के दाई
2: जान्छेस् पढ्ने स्कुल जाने कुरा गर्यो कि तेरो अनुहार नै अँध्यारो हुन्छ तेरो मनमा के छ आकाङ्क्षी
3: खै दाई एक मनले पढ्नुपर्छ जस्तो पनि लागेको छ फेरि अर्को मनले पढ्नै मन लाग्दैन
2: किन त्यस्तो लाग्यो त
3: कक्षामै लास्ट भयो कि भनेर सबैले खिसी गर्छन् कि जस्तै लागेको छ त्यो सम्झ्यो भने त पढ्नै मन लाग्दैन
2: हिँड्ने मान्छे लड्छ त फेल भयो भनेर पढ्नै छोड्ने हो र अब राम्रोसँग पढ अरूले के भन्छन् भनेर आफ्नो भविष्य बिगार्ने हो त
3: सबैले राम्रो पढेन भनेर गाली मात्रै गर्छन् झन् मलाई त म पढ्नै सक्दिनँ जस्तो लाग्छ
2: त्यस्तो सोच्नुहुन्न कान्छी सबैले तिम्रै राम्रोको लागि भनेको हो अहिले राम्ररी पढिस् भने भोलि आफूले चाहेको बन्न सक्छस्
3: म के बन्छु होला र दाई मलाई केही त आउँदैन
2: धत त्यस्तो राम्रो कविता लेख्ने मान्छेले पनि यसो भन्ने हो राम्रो लेख्नलाई पहिला पढ्नु परेन अनि फेरि रेडियोमा बोल्न मन लाग्छ भनेर भने कि होइन अहिले नै देखि लत्तो छाडिस् भने कसरी बोल्छस् रेडियोमा
3: रेडियोमा बोल्न पढ्न पर्छ र
2: किन पर्दैन पढे नै धेरै कुराहरू थाहा हुन्छ धेरै मान्छेको विचार बुझिन्छ अनि बोल्ने कुराहरू आउँछ हो कि होइन भन् त
3: त्यो त हो
2: त्यसैले भनेको हेर कुसुम तमाथि हामीलाई ठुलो भरोसा छ निराश त बनाउँदिनुहोस् नि
4: ओहो भित्र त कस्तो प्याक्रेज है आयुष
5: यार यता बाहिरै बसाउन उता कुर्सी खाली छ त तान न खुसबु के खाने अर्डर गर न
4: के खाने र त्यही अन्डा चना खुवाउनु हुन्छ
5: हुन्छ हुन्छ भन न
4: हेलो साउजी यता हेर्नु त यता बाहिर बाहिर हामीलाई दुई ठाउँ चना अन्डा है
5: यस्तो भिड छ कहिले आउला र हाम्रो नास्ता
4: यहाँ त यस्तै हो चिया पकाउन भनेर गयो भने पुरै गेम सकेर आउँदा नि पाकेको हुँदैन लास्टै स्लो सर्भिस अझै उतै हेर न सर्भिस विथ स्माइल रे फेरि अन्त कतै जाउँ भने ग्राउन्डको नजिकै चिया पसल भने यही मात्रै हो
5: त्यही त अर्को ठाउँ जाने पनि भएन फेरि एक त ब्रेक टाइममा आइया हुन्छ है
4: आयुष तिमीलाई थाहा छ कलेज स्तरीय म्याच हुने रहेछ त
5: यही महिनाको तेस्रो हप्तातिर हुन्छ होला सायद
4: तिमी नि खेल्ने हो नि
5: अँ
4: राम्रो प्र्याक्टिस गर है जित्नुपर्छ
5: है के हुन्छ प्रयास गरौ क्या रे
4: के प्रयास भनेर जित्ने हो अहिले होपलेस भएपछि पुगिन्छ त नेसनलसम्म
5: आफूले नगर स्तरीय खेल जित्यो भन्दैमा सबैले जित्छन् र
4: त्यस्तो होइन क्या पहिल्यै जित्छु भनेर खेल्नु पर्यो नि, अब हार्छु भनेर खेलेपछि पनि कहीँ जितिन्छ त?
5: तर तिमीलाई चाहिँ मान्नै पर्छ या, त्यस बेला एक्लै सबैलाई आउट गरे है?
4: गर्नु पर्यो नि, यत्रो प्र्याक्टिस गरेर एकपटक खेल्नु छ, किन डराउनु? मैले त दिएँ धनादन।
5: तिम्रो बोलिङलाई चाहिँ मान्नै पर्छ क्या, गजबको कन्फिडेन्स क्या तिम्रो बोलिङमा।
4: त्यही भएर त भनेको, कन्फिडेन्स भएर खेल भनेर।
5: खेल्ने त हो नि, तर अहिलेसम्म पनि बोलिङमा खेलाडी सिलेक्सनै भएन।
4: मा त सेलेक्सन भएर
5: भइग, तिम्रो बोलिङ त खेल्नै सकिन्न यार, स्कुलको बोलिङ भने सबै कायल है।
4: तिम्रो त साथी थियो नि, के नाम थियो त्यसको?
5: को, त्यो मिलन?
4: मिलन पनि बोलिङमा राम्रो छ भने होइन तिमीले?
5: अरू भन्दा त ठिकै थियो, तर त्यो सिलेक्सनमै परेन सर।
4: ए हो, कसले भन्यो तिमीलाई?
5: दिपु गुरुले भन्नुभयो।
4: झन्डै तिमी पनि गएनछ उसैसँग।
5: मेरो त ब्याटिङ राम्रो भएर सिलेक्सन गरे अरे।
4: अब राम्रो गरेर देखाउनु पर्छ।
5: अहिलेसम्म यसैले टाइम दिइरहेछ त, किन राम्रो गरौँ ला र?
4: तिम्रो टाइम कता छ भने सबै थाहा छ मलाई। अनि त्यो मिलनको ठाउँमा को आउने भयो त अब?
5: के भन्यो रे?
4: त्यो मिलनको ठाउँमा को सेलेक्ट भएछ भनेको?
5: त्यो त
4: आयुष। म जाउँ?
5: ल, किन नि फेरि? नास्ता आएकै छैन, कहाँ जाने?
4: तिमीलाई मसँग बोल्ने फुर्सद नै छैन, खालि मोबाइलमा झुन्डिरहेछ।
5: होइन, यहाँ एउटा कसको फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ, एक्सेप्ट गरेन भनेर मेसेज आइरहेछ क्या, त्यही भएर।
4: अब ज जसको रिक्वेस्ट आउँछ, चिने नचिनेको त्यहीसँग कुरा गरेर बस, अनि यसैमा हुन्छ प्रगति।
5: अब म्यासेज नै पठाएपछि त विचार गर्नु पऱ्यो नि।
4: जतिले रिक्वेस्ट पठाउँछन् सबैको पछाडि लागेर साध्य हुन्छ र?
5: ल ल ल, मैले डाटा नै बन्द गरेँ। ल अब भन।
4: मलाई यस्तो चाहिँ मन पर्दैन है, जहिले कुरा गर्न थाल्यो कि मोबाइलमा झुन्डेर मात्र गर्छ।
5: ल ल, सरी ल।
4: अनि कसको रिक्वेस्ट रहेछ त
5: खै? मलाई पनि थाहै छैन।
4: थाहा नपाइकन यसो गर्यो?
5: अब म्यासेज नै कति पठाइसक्यो, त्यही भएर यसो हान्दे।
4: त्यसो चिन्नु नजान्नुको मान्छेले रिक्वेस्ट पठायो भनेर यसो गर्छ त कसैले? यस्तो गर्दा के हुन्छ थाहा छ तिमीलाई?
5: जहाँ अब फेसबुकमा जोडिला के नै फरक पर्छ र हो? जीवनमा जोडिएको भए पो अर्को कुरा।
4: अहिले त्यस्तो भन्छौ, पछि अप्ठ्यारो पऱ्यो भने थाहा पाउँछौ। खोइ को मान्छे रहेछ हेरौँ त।
5: देखाउँदिन यसलाई, तिमीले चिने रहेछ र फेरि बिचकाइदियो भने?
4: खोइ देखाउन भने, फोटो मात्रै देखाउन।
5: हेर लो।
4: ए यो केटीलाई मैले मात्र होइन सबैले चिन्छन्, नाम पनि भनिदिऊ कि।

0: ल फेरि डीपछि यहाँ आउँदैन?
1: आउँछ।
0: अनि किन नलेखेको त?
1: नआएर
0: कति सम्झाउ के, हैरान नै भइसके म त। यसलाई मेटेर फेरि लेख।
1: मामु पेन्सिल भाँचियो।
0: के गरेर लेख्छौ? यसो लेख्दै गर।
1: मामु मेरो होमवर्क सक्यो।
0: सबै सक्यो?
1: सक्यो। मामु मेरो पल्ल कहाँ राखिदिनु? म दिनु त
0: उता कोठामा छ, जाऊ आफै हेर।
1: हस् मामु, म पनि पजल खेल्ने।
0: अनि होमवर्क चाहिँ कसले गर्छ? खुरुक्क पहिले होमवर्क सक्ने।
1: मामु
0: के भयो?
1: युएचलाई यता फर्काए के हुन्छ?
0: के हुनु नि, जे पाए त्यही हुन्छ। अघिदेखि भनिरहेको छु एज पछाडि फर्काएर लेख्ने भनेर, होइन तँलाई कतिचोटि सम्झाउँ जोइसी, फेरि के ठुस्केर बसे नि नलेखेर? अहिले थप्पड दिन्छु अनि।
1: बाबा मामुले गाली गर्नुभयो।
2: के भयो र गाली गरेर आउनुहुन्छ?
0: के हुनु र, अघिदेखि लेख्न लगाएको, कहिले के कता फर्काएको, कहिले के कता फर्काएको छ, जति सिकाए उल्टो लेख्न छोड्ने होइन।
2: अनि उसले बुझिन भनेर बच्चालाई गाली गरेर हुन्छ त?
0: के गर्ने हो, तिमी आफै गराऊ। उता मेरो दाल दडिसक्यो।
2: जोयसी यता आऊ त, अब बाबासँग पढ्ने है।
1: बाबा दिदीसँग खेल्न जाने नि।
2: एकछिन पढ्ने अनि जाने ल। लजु।
3: हजुर बाबा।
2: बहिनीको ब्लकको ब्याग ल्याइदेऊ त।
3: हुन्छ बाबा।
2: ल अब अस्तिको जस्तै नाच्दै पढ्ने है त। ल उठ त। A for apple, B for ball.
1: A for apple, B for ball.
2: C for cat, D for dog.
1: C for cat, D for dog.
3: ए बाबा बहिनीको ब्लक।
2: ल त्यहीँ राख। ल लजु तिमी पनि सँगै गाउने है। ल हामी कहाँ पुगेको थियो? ईमा। E for elephant, F for fish.
1: E for elephant, F for fish.
2: G for goat, H for hen.
1: G for goat, H for hen.
2: ल अब म तिमीहरूलाई हामीले पढेको शब्दहरूको ब्लक देखाउँछु है। यो के हो?
1: E for apple.
2: अनि यो?
1: B for ball.
2: Nice. ल अब म अर्को देखाउँछु है।
3: यो के हो?
2: हाम्रो घर वरिपरि घरिघरि के कराउँछ?
1: क्याट।
2: हो, सी फर क्याट। क्याट भनेको बिरालो। ल यो हेरेर सी लेख त।
3: ल लेख त।
1: सी फर क्याट।
2: सबास। ल यो हेरेर डी पनि लेख त छोरी।
1: डी फर डग।
2: Very nice, मेरो छोरीले जानिहाले त।
1: बाबा म अब खेल्न जाऊ।
2: ल ओके, एकछिन खेल्ने अनि आएर यो सबै सक्ने है त।
1: हस् बाबा।
2: ल लजु लजु तिमी पनि जाऊ त बहिनीसँग गएर खेल है।
3: हुन्छ बाबा। ल हिँड्न जाउँछु।
2: ललिता।
0: हजुर। अनि काम छ भन्थ्यौ त, चाँडै आयौ त।
2: मुडै चलेन, फेरि त्यहाँ उत्सव आएको थियो एकछिन, अनि कुरा गर्न लाग्यौँ।
0: के कुरा हो र?
2: त्यही रमाको बारेमा। यस्तै तालो भने त निकै गाह्रो हुने देखिरहेको छु मैले त रमालाई।
0: बहिनी के गर्ने हो र हामीले, केही भन्नुहुन्न उनीहरूलाई?
2: अब एउटै घरमा बसेपछि त त्यस्तो भनेर नि भएन नि, देखेको जानेको कुरा त भन्नु पर्यो नि।
0: अब उनीहरूलाई सुन्नु नै छैन भने किन बाटो हुनु? अरूको कुरामा चाहिने भन्दा बढी चासो दिएको मलाई चाहिँ मन परेको छैन है। आफ्नो प्रेसिजको नि ख्याल गर्ने गर। अनि कहाँ गयो जोसी र लजु?
2: एकछिन खेल्न गएको छन्।
0: किन पठाएको त? पहिला त्यति होमवर्क सकाउन लगाएको भयो हुने नि।
2: बच्चालाई पढ पढ मात्रै भनेर पनि हुन्न के ललिता, तिमी जस्तो मान्छेलाई नि भन्नुपर्छ र मैले।
0: ल ल हजुरलाई थाहा छ सबै कुरा, तिमीलाई जे ठिक लाग्छ त्यही गर भयो।
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कूलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456767 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिन न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी, के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि फेरि।
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बसौँला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए, नबस्ने, कोठा चाहिएन?
4: फेरि फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याउ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि अचेल, मलाई जहिले नि तिम्रो मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ रे। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेछु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल, हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि।
4: हो र?
2: पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भनेदेखि घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निमकली आमै, नमस्कार है। नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुण्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नु होला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा छन्।
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: खै, मार्साबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे।
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: खन खनी पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोजे हो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निम्कलियामै उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: भयो भयो, पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल, मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो, पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भएन त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु, एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ, त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर।
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरह हुन्छौ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिए, के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ, के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनेको छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ, यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल, बिठाई गर्दा पनि सजाय दिनु हुन र त झन्झन बिग्रिन्छन् त, के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ, केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भए के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: फिता चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल।
2: किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो खुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो। पाँच मिनटमा नट बोल्ट कसै हाल्छु?
0: अरूले त कस्दैनन् पाँच मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फितालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगाएर त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बसे होला, त्यस्तै त यो दाई लोसेछ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या। अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्ने मन छैन?
2: एकछिन नबोली बसे हुन र भने
0: होइन। तपाईँ आजभोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।
0: अरे छिटो गरेर आउनु है दाई।
1: ल ल, म पुगेर आइहाल्छु।
0: हुन्छ हुन्छ, हामी कुर्छौँ एकछिन।
2: बोजू जाम, भोलि आउँला बरु जाम।
0: अब आइसकेपछि मकै पिनेरै जाने नि, फेरि फेरि पो आइरहन्छ।
2: बोजू मलाई यहाँ बस्ने मन छैन के।
0: तपाईँलाई आजकल कहीँ पनि बस्न मन लाग्दैन? घरमा बस्दा बाहिर जाउँ, बाहिर निस्के घर जाउँ। एकछिन चुप लाएर बसिहुन्न।
2: हे नकराउनु न बोजू।
0: ए रिता दिदी, लड्नु होला है, कस्तो के नै बित्न लागेको छ दौड्नु भएको।
3: घर एक कुल पाहुना आएका छन्, बिस्तारै गरेर भयो।
0: अनि पाहुनै आएका दिनमा चाहिँ किन मिलाउनु पर्या त?
3: दिउँसो रोटा पकाउनलाई घरमा पिठोसम्म छैन, पाहुनालाई खुवाउन त पर्यो नि हिन्दु।
0: पर्यो रिता दिदी पर्यो।
3: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर, होइन सुनसान छ त, मिलका भाइ छैनन्, कहाँ गए हुन् तिनी?
0: हेर्नु न त्यहाँ मिलको फित्ता फुसिया छ, नट बल टुलिन भोलाका गएका छन्।
3: ए लौ त, ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
2: हजुर,
0: बस्नु बस्नु दिदी, ऊ त्यो मुढा तान्नु त।
3: बस्ने फुर्सद नै ना हिन्दु मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो, ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रन भन्ने डर।
0: त्यही त,
3: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है इन्दु, म धन्ना सकेर आउँछु।
0: हुन्छ दिदी, तपाईँ जानु म भनिदिउँला।
3: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस्ने हुने गरेर।
0: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: त्यस्तो नभन्नु न के बोजू,
0: भएको कुरा भन्दा के भयो त?
2: मेरो सबै कुरा थाहा भएको मान्छेले त्यस्तो भन्नुहुन्छ तपाईँ, अरूले त झन् नभन्ने कुरै भएन नि।
0: मलाई थाहा भएर के गर्नु? हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्यादेखिसी यिनीहरू बिच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बोजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
0: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
0: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नु बाबा हजुर?
0: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
4: रोपेको फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 76
2: ओइ कता ढोकाफल छुटाइज
3: घुँडा दुख्या बेला दल्ने भनेर ल्याएको मलम किरिम भनेर जम्मै निकालेर मुखभरि दलेछ।
2: तपाईँ पनि आफ्नो औषधि केटाकेटीले नभए ठाउँमा राख्नुपर्छ नि आमा।
3: तँ पनि मेरै गल्ती देख्न अब, के भनेदेखि यो घरमा मलाई रुचाउने को नै छ र? न त तेरी बुढी न त तेरो छोरा। मै बुढीलाई काल नआएर बाँची कि यो सब देख्नलाई होला।
2: भयो भयो चुप्लाउनुहोस् तपाईँ पनि, आज यसलाई म ठिक नभएर छोड्दिन।
3: सम्झाएर पुग्दैन, बुझाएर नै लाग्दैन, के भनेदेखि कुटाइ नै कम भएको होला।
2: खै के हो, जहिले केही न केही उपद्रव गर्छ, पिटाइ नपुगेर भनौँ भने पिटेपछि टोयलेटभित्र छिरेर सिस्किने लगाइहाल्छ।
4: ओए सन्देश, बाहिर आइज भनेको छिटो, सिस्किनी खोलेर बाहिर निस्किन्छस् कि म आफै ढोका फोडौँ। अझ टेर्दैन
5: उत्सव, ए उत्सव भाइ, होइन के को हल्ला हो?
3: उसैले हुन्छ खरो, हामीले आफ्नो घरमा जे सुकै गरौँ न, के चासो हो यसलाई?
2: खै के हो, कहिले काहीँ त चुप लाग् भनिदिउँ नै लाउँछ, तर प्याच्च केही भनिदिउँ भने पनि उसैको सहयोग नलिए आफ्नो घर व्यवहार चल्दैन।
6: होइन के भयो, हल्ला खल्ला त निकै छ नि, टोयलेटमा के पस्या हो, सर्प कि बाँदर हो के हो?
2: बाँदर सर्प केही होइन, घरकै बाँदर भित्र पसेर चुक लायो भने।
6: सन्देशले
2: हो दाइ, आमाको घुँडामा लाउने मलम सबै निकालेर फालेछ, यसो किन गरिस् न भनेर प्याट्ट पारेको। ऊ हेर न, टोयलेटभित्र छिरेर ढोकै खोल्दैन त।
6: केटाकेटीलाई डर देखाएर कुटेर पिटेर तलाउँछु भन्ठान्छौ, अनि कसरी यस्तो नहोस् त? खै छोड। सन्देश बाबु, ढोका खोल त, ढोका खोल न सन्देश। सुन्यौ, पिट्नुहुन्न के, म तिमीलाई बाबासँग छोड्दिन, तल लैजान्छु है, जोसी र लजुसँग खेलौँला नि। अनि ढोका खोल त, ढोका खोल सन्देश। ल आऊ आऊ, कसैले तिमीलाई केही गर्दैन है। लगेर दुइटै गालामा दाम, तिग्रामा दाम, हिँडाऊ तल जमिन।
7: हुन्छ अङ्कल।
3: होइन, अर्काको चुलोसम्म त छिरेकै थियो, अब भकारी हुँदै धुरीसम्मै पुग्न आँट्यो यो जगत, के भनेदेखि तैँले यसलाई सम्झाउँछस् कि मैले नै ठिक पारौँ? खुइया गरेर हुन्छ, त्यो जगतैलाई राम्रोसँग हप्काउनु पर्ने भयो, यस्तैले उचालिदिन्छन् र झन्झन बिग्रिन्छ तेरो छोरो।
2: जगतलाई मात्र दोष दिएर होला र आमा, टक्क लाएर उनका छोरी पनि मेरै छोरा जस्ता लफङ्ग भए उचालेकै त हो नि भन्नु, उनका त राम्रै छन्, ज्ञानी छन्।
3: आफ्नालाई त राम्रै बनाउँछन् नि जसले पनि, के भनेदेखि अर्कालाई पो बिगारिदिने।
2: उसले बिगारिदिएको हो र भने, न मेरै कोटाइले गर्दा पो थेत्तर भइसक्यो हो कि, आज त रुँदा पनि रोएन, टोयलेटभित्र छिरेर बसिहाल्यो, मसँग नजिकै आउन्न, बोल्दा पनि बोल्दैन, खै मेरो मुखै हेर्दैन किन?
3: नत्र के, बाउ छोरा देउडा खेल्ने भन्या थिस् त, बाउ छोराको सम्बन्ध यस्तै त हो नि, तैँले जे गरेका छस् एकदम ठिक गरेका छस्।
2: खै के ठिक भन्नु के बेठिक भन्नु,
3: हो के हो, बिच बिचमा यसै गरी उचालिदिनेहरूले गर्दा माथिँदै गएको हो त्यो, के भनेदेखि बरु यिनीहरूबाट टाढा पो कसरी राख्ने होला?
2: छोरोले बाउलाई बाउनी नमानेको, डरै मात्र मानेको, कुरै नगरेको पनि राम्रो हो र आमा?
3: उचालिदिनेहरूको दोष आफ्नै थाप्लामा नले के तैँले?
2: अरूलाई दोष दिएर छोरो मसँग नजिकिन्न नि आमा, कहिले काहीँ त यो सबै मेरै कारणले यस्तो भएको हो कि झैँ पनि लाउँछ, अब मैले आफै के कसरी हुन्छ, छोरोलाई आफूसँग नजिकिनै बनाउनै पर्छ।
8: के गरेको हो त्यो, खुरुक्क जा त, खुरुक्क जा भनेको सुनिनस्, घाँटी नै सुक्ने गरेर किन कराउनु भएको मितिनी आमा? हेर्न त्यो बलरामलाई, त्यहाँ नसुत भने मान्दै मान्दैन। ओए बलराम, उता गएर सुत भनेको।
9: आज पनि जानले धुत भयो जस्तो छ, भनेको के मान्थ्यो?
8: जानले खाएर आए पनि आफ्नै घरमा गएर सुत्नु नि।
9: होस् छोडिदिनु मितिनी आमा, त्यस्तालाई कराएर सुन्ने भए पो, एकछिनपछि आफै उठेर हिँड्छ, चिया समात्नु, अहिले सेलाउँछ फेरि।
8: अँ तँलाई के थाहा, एकछिनपछि त्यहीँ मुटेर हिँड्छ त्यो। ओए ओए बलरामे, तँलाई हानौ झटारो।
9: ए मितिनी आमा, के यस्ता जोड्याएको पछि लाग्यो भने, चिया खानु, सेलाइसक्यो।
8: होइन यी मान्छेहरूले हामीलाई किन हेप्या भन् त इन्दु,
3: हामीले पशु के नै पो खाइदिएछौँ र?
9: मितिनी आमा पनि, एउटाको रिस अर्कोलाई पोखेर हुन्छ, धेरै नरिसाउनु के, अहिले फेरि प्रेसर बढ्ला।
3: प्रेसर बढ्ला भन्छेस्? हिजो सन्जुलाई नाप्न लगाएको 150 पुग्यो भन्दै थिए।
9: ओहो, औषधि खाँदा खाँदै त्यत्रो पुग्नु राम्रो होइन भन्छन्। धेरै तनाव नलिनु है मितिनी आमा।
3: तनाव लिन्न भनेर नहुने हो र, तनाव दिने मान्छे भएपछि। हिजो पनि आएको थियो तेरो देवर, के रे त्यसको नाम?
9: सौगात बाबु।
3: अँ त्यही, हरिस कहाँ छ भनेर सोध्दै थियो, मैले थाहा पाएर नि भनिनँ अरे।
9: कुसुमलाई भगायो भनेर?
3: अँ, तपाईँको छोरालाई पुलिस चौकी नपुर्याइ छोड्दिन भन्दै थियो बजिया।
9: अनि तपाईँले के भन्नुभयो त?
3: अर्काको छोरालाई फस्ल्याङ फुस्लुङ पारेर आफ्नी बहिनी भिडाउने बेला भिडाई, अहिले मेरो छोरालाई जेल हाल्छु भन्न तँलाई लाज लाग्दैन भनेर बेसमारी गाली गरिदिए।
9: ठिक गर्नुभएको छ मितिनी आमा।
3: जाने बेलामा उसकी बहिनी अघि लाएर गई, अहिले मेरो छोराले जबरजस्ती गरे जस्तो गर्दोरहेछ है। त्यो सौगात पनि पखेटा लाग्या चरी उडी भनेर अर्कालाई दोष लगाउन मिल्छ र भने? अब दोष नै लगाउने हो भने त मैले तिनीहरूलाई लगाउनु पर्ने हो नि, त्यसकी बहिनी कुसुम, त्यसले गर्दा मेरो छोरो मबाट टाढा भयो।
9: छोडिदिनु मितिनी आमा, जे हुनु भइसक्यो
3: जे हुनु भइसक्यो भनेर मन मान्दो रहेनछ हिन्दु। आफूले कति माया गरेर राख्या छोरो एउटी केटीको लागि,
9: उसको लागि त्यही केटी नै ठुली भई, तपाईँले मरिहत्ते गरेर के गर्नु?
3: छोराका लागि आफैले केटी खोजेर धुमधामसँग बिहा गरौँला भन्ने कत्रो धोको थियो। मैले त एउटा केटी खोज्नु भनेर इष्टमित्र सबैलाई भनिसकेको थिएँ, आफन्तको अगाडि लाज मर्नु बनायो त्यसले।
9: गल्ती त तपाईँको पनि हो है मितिनी आमा, तपाईँलाई हरिस र कुसुमको बारेमा मैले त्यत्रो भन्दा भन्दै किन अर्की केटी खोज्न लगाउनु परे?
3: अहिले तेरी छोरी सानै छ हिन्दू, त्यही भएर तैँले यस्तो कुरा गर्छेस्। बाउआमाले छोराछोरीका लागि कति सपना देखेका हुन्छन् भन्ने कुरा तेरी छोरी ठुली भएपछि थाहा पाउलिस्।
9: नरुन्न मितिनी आमा, अब भाग्ने मान्छे भागिसक्यो, तपाईँ यहाँ रोएर बसेर हुन्छ? हामीले उनीहरूको खुसी पनि त हेर्न पर्छ, उनीहरू एकअर्कासँग खुसी छन् भने हामीले मात्र दुःख मानेर के हुन्छ र?
3: त्यो हरिसेलाई मैले कति सम्झाएको त्यो केटीलाई छोड्दै बाबु भनेर, मेरो कुरा अलिकति पनि सुनेन।
9: के सुन्थ्यो त तपाईँको कुरा? उसको लागि कुसुम नै सब थोको जस्तो गर्छ, सबै कुरा त्याग्न सक्छु तर कुसुमलाई छोड्न सक्दिनँ भनेर भन्थ्यो।
3: त्यसका लागि आफ्नो बाउआमा घरभन्दा त्यो कुसुम ठुलो हो भने हाम्रा लागि पनि त्योभन्दा हाम्रो इज्जत ठुलो हो।
9: त्यो त हो तर
3: हेर हिन्दू, हरिसेले हाम्रो सपना तोडेको छ, हामीलाई रुवाएको छ त्यसले, आफ्नो बाउआमालाई आफ्नो जस्तो गर्दैन भने हाम्रो लागि पनि त्यो मोरे सरब हो। अब त्यो हरिसको लागि यो घरको ढोका सधैँको लागि बन्द भयो।
10: हरिस के गरे यस्तो?
11: के गरेर?
10: नुहाएपछि लुगा बाथरुमभित्र लगाएर आउनु पर्दैन? जाउ जाउ त बाथरुम गएर लुगा लगाएर आऊ।
11: किन लुगा फेर्न बाथरुम नै जानुपर्ने हो र? यहाँ फेरे पनि भइहाल्छ नि।
10: छ्या, लाज पनि नलाग्ने।
11: तिमीसँग मलाई के को लाज?
10: हेर रुमाल चिस्दै रहेछ, खाट सबै भिजाइदियो, जाऊ आफ्नै खाटमा गएर बस।
11: ल्याङ नगर न यार, यहाँ बस्नु पनि नहुने हो र भने?
10: किन बस्नु नि अर्काको खाटमा?
11: कहाँ बस्ने त?
10: जासुकै बस्छ मलाई के।
11: कुसुम कति मोबाइल चलाइरह भने? यता हेर न,
10: उता जाउ न हरिस, म गौरीसँग गफ गरिरहेको छु क्या एकछिन।
11: कस्तो यार, तिमीलाई अहिले नै गौरीसँग गफ गर्नुपर्ने?
10: एकछिन जरुरी कुरा गर्दैछु कि।
11: मभन्दा जरुरी तिम्रो लागि अरू के हुन्छ र?
10: स्कुलमा 10 कक्षाको पढाइ सुरु भयो अरे क्या, मेरो पढाइ नै छुट्यो यार, कस्तो बोर भयो।
11: अब किन पढ्नु पर्यो?
10: ल के भने यस्तो पढ्नु पर्दैन त?

0: आश्रममा छ।
1: ए
0: आउनु न भित्र भित्रै आउनुहोस्। अनि आयुष दाई आफै चाहिँ किन नआउनु भा?
1: आयुषलाई सन्चो छैन।
0: दाईलाई के भएको?
1: हल्का विकनेस भयो, तँ गइदेन भनेर भन्यो अनि म आएको।
2: हेलो
1: हेलो हरिश। हरिश, तिमीले घरबाट कलेजको किताबहरू मगाएको रहेछौ है?
2: मगाएको थियो।
1: ल तिम्रो किताब।
0: ल कसले पठाइदियो?
2: मैले इन्दु दिदीलाई भनेको थिएँ, दिदीले पठाइदिनु भयो होला। यसो हेर्दै गरे पछिलाई सजिलो हुन्छ भनेर नि। थ्याङ्क्स है किसान।
1: ठिकै छ,
0: मलाई त अब पढ्न पर्दैन भन्थ्यौ त आफैले चाहिँ किताब मगाएको।
2: मैले म पढ्दिनँ भने हो र, तिमीले पो अब नपढे हुन्छ भने त।
1: मेरो काम छ, म जान्छु है।
2: हुन्छ यार।
0: हुन्छ दाई,
2: फेरि भेटौँला नि।
3: ल बाई
0: बाई दाई। बाई दाई। हरिश, मलाई पनि 10 कक्षाको किताबहरू किनिदेऊ, आफै भए पनि पढ्छु म। बरु पछि जाँच दिन मिल्यो भने सजिलो हुन्छ मलाई।
2: खोइ पैसा मसँग, यहाँ होटलको पैसा त कसरी तिर्नु भइरहेछ?
0: बुई अस्ति त थियो त।
2: त्यति जाऊ, पैसा सकिँदैन। खाऊ बस, तिम्रो डिमान्डहरू पुरा गर, कहाँ हुन्छ पैसा?
0: मैले के डिमान्ड गरेर?
2: मुखले डाइरेक्ट पो भन्दैनौ, व्यवहार त्यस्तै देखाउँछौ। म बुझ्दिनँ र।
0: ठुक्क, यस्तो पनि सोच्ने हो?
2: तिमीले मलाई थुक्या? तिमीलाई नि ल थुक।
0: हरिश, मुखेभरि थुक पर्यो पक्क तिमीलाई।
2: मैले चाहिँ उसले भनेको सबै मान्नु पर्ने, ऊ चाहिँ मेरो केही कुरा नमान्ने।
0: के मानिनु मैले?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, के कुरा मानिन भनेर। यस्तो हुन्छ भन्ने थाहा पाएको भए त म तिमीलाई ल्याउँदै ल्याउँदिन
0: थिएँ। तिमी यस्तो स्वार्थी छौ भने थाहा भएको, म पनि आमा बुवा दाइलाई छोडेर कहिले तिमीसित आउँदिन थियो।
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? यसको सही उत्तर हो कन्डम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कैलालीबाट चन्द्रप्रसाद जोशी, अछामबाट घपी रावत, सिन्धुलीबाट रिमा विश्वकर्मा र कास्कीबाट रोशनी कटवाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ? प्रश्न फेरि एकपटक, कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 13।
2: आमा दुध उम्ल्यायो कि जस्तो हेर्नु त।
3: ए के भन्दैथ्यो नि, यता मसला कुट्न थाले, भुसुक्कै बिर्सेछु, डल्लै सबै गएको।
2: यति राति त मसला नकुटे पनि हुन्थ्यो नि आमा।
3: के गर्नु, दिउँसो भ्याइन, अब भोलि बिहानै अचार हाल्नु पर्नेछ।
2: अब ड्वाङ ड्वाङ गर्दा तल जगतै हेर्ला नि, डिस्टर्ब हुँदो।
3: अब आफूलाई नगरी भएको छैन, के गर्नु त।
2: होइन, कति दुःख गर्नुहुन्छ आमा तपाईँ पनि।
3: के आर्छस् त, यति नगरी गर्जो टर्दैन। ला दुसँग खा त भात।
2: भयो नखाने।
3: खा न, भात पनि यति लिएर बसिया छ। के भनेदेखि आजकल तँलाई के भएको छ?
2: केही भएको छैन आमा।
3: मुखले भन्छस् नि, चार पाँच दिन भयो मुख नुन्याउरो देखाएको छु। के रमासँग ठाकठुक परिया छ तेरो?
2: त्यस्तो केही भएको छैन हो आमा।
3: अनि के भयो त, के सन्चो छैन तँलाई?
2: केही भएको छैन क्या आमा।
3: केही भएको छैन भन्छ, अनुहारको रूपरङ नै अर्कै भइसक्यो। जे भए नि तेरी आमा हुँ म, त कस्तो थिस थाहा हुन्न मलाई। अलिकति भात थपिदिन्छु है, लु थाप त।
2: बाबा पुग्यो क्या आमा।
3: के को पुग्यो, नखाएर हुन्छ यो मेरा? खै थाले त सर।
2: कस्तो कर गर्नुहुन्छ क्या तपाईँ पनि। ल ल थोरै हाल्नु। बाबा फेरि कति हाल्नु भयो? फेरि
3: खानु त पर्छ नि, बरु मिठो चाहिँ भएन कि हतार पकाएको तरकारी।
2: आमाले बनाएको मिठो नहुने कुरा त आउँदै आउँदैन नि, 84 व्यञ्जनभन्दा कम छैन।
3: ठिक्क नपार।
2: ठिक्क पारेको होइन कि आमा, उहाँ विदेशमा हुँदा भन्यो तपाईँको हातले बनाएको खानेकुरा खुब सम्झिरहन्थेँ म।
3: त त्यसो भन्छस्, तेरी बुढीलाई भने मैले पकाएको खाना नपरे हुन्थ्यो जस्तो गर्थे।
2: त्यस्तो त होइन होला है आमा।
3: के को नहुनु नि, के भनेदेखि आज रमाले यति पनि खाइन।
2: हो र,
3: यसो खाना के मुखा हालेकी थिए, उक्क उक्क गर्दै निस्के।
2: ए कुरो अर्कै छ कि आमा।
3: के कुरा
2: आमा? खासमा रमा दुई जीवकी भएकी छे।
3: ए कुरो त्यसो पो, त्यस्तो भएको भए मलाई भन्न हुन्थेन त्यसले। जे भए नि सासु हुँ नि म, के भनेदेखि तेरी बुढीले मलाई त गन्दै गन्दिन।
2: अप्ठ्यारो मान्छ होला नि आमा।
3: के को अप्ठ्यारो मानेर हुन्थ्यो, तेरी बुढी कस्तो चाहिँ मैले नचिन्या हो र।
2: ए आमा पनि, आमा खै थोरै अचार हालिदिनु त।
3: ल अलि राख्ने
2: भयो भयो।
3: के भनेदेखि आमाले खालि गाली मात्रै गर्छिन् भने होला से।
2: अब तपाईँले गाली नहरे कसले गर्छ त आमा, गाली गर्ने माया गर्ने आमाले त हो नि।
3: त पनि यसरी हल्लेर हिँडेर हुँदैन, अब यसो कतै भुल्ने बाटो गरिस् भने कुरा काट्नेहरूको मुख टालिन्थ्यो।
2: होइन फेरि कसले के भनेर मेरो बारेमा?
3: त्यही हिमाले कुरा गर्दै थिए नि, उत्सव त बाहिर नजाने भने रहेछन्, के गरेर बस्ने सोचाइ रहेछ भन्दै
2: थिए। के भन्नुभयो त?
3: के भनेदेखि आफूलाई अरूको जस्तो नाना भाती कुरा बनाएर भन्न आउँदैन आउँदैन। तैँले केही गरेको होइन, गरे भए पो भन्नु।
2: गर्ने नखोजेको त होइन नि आमा, अब कपडाको पसल खोल्न त्यत्रो कोसिस गरेँ, पैसा जम्मा गर्नै सकेन त।
3: अब आफूले नसक्ने कुरा आँटेर हुन्छ, बरु यसो भन्सुन गरेर यति जागिर गरे हुन्न, पढेको छँदैछस्।
2: हे यहाँ जागिरले के कमाइ हुन्छ र आमा, त्यही नै त्यति पढाइल्यो, कुन सा राम्रो काम पाइनु र यहाँ?
3: अरूले त गरि नै रहेछन्, तँलाई सुरुमै ठुलो भाग त कसले दिन्छ त, गर्दै गए हुने होइन।
2: ए होस् आमा, यहाँ त पानी जाहिर खान्न हो म।
3: अनि सधैँ लखर लखर हल्लिएर चल्छ भने?
2: होइन मैले नि कहाँ यत्तिकै बस्ने भनेको छु र आमा।
3: अनि के चाहिँ गर्ने सोचेको छस् त?
2: अब ढाबा खोलौँ कि भनेर लागिरहेछु, र मैले पनि ठिकै छ भनेकी छु।
3: अनि ढाबा सावा चल्छ त यहाँ माझकोटा?
2: गरिहेरौँ।
3: लौ आँटेकै भए सुरु गर, त बाहिर हुनुभन्दा घरमै भइस् भने हामीलाई नै ढुक्क हुन्छ। बरु खर्च पर्छ कति लाग्छ, कसरी गर्ने सोच्या छस् कि पहिलेको जस्तै कुरा मात्रै हो?
4: ए कुसुम, त्यो ठुलो आरीले त नचिच्याई सुने पो। कान्छी ठुलो आरीले भनेको
5: ल्याउँदै त चुनी, कति कराउनु भएको,
4: बोलाउ बोल्न जाने होइन महारानीले।
6: हजुर भन्न सक्दिन
7: आमा पनि
6: मैले बिहानै तँलाई केलाएर राखे चामल सकि गयो आज चामल केला है कान्छी भने हो कि होइन
7: बिर्सिएछु मैले त
6: जे पनि बिर्सिएछु भन्यो भइगयो घर काम गर्न भनेपछि त खै यस्तो पाराले के घर गरेर खाली आमा जस्तो सासूले सहँदैनन् नि
7: फेरि सुरु हुनुभयो आमा
8: होइन के भयो आमा फेरि
6: के हुनु भनेको केही सुन्ने होइन नकराउ भने नि कराउनु पर्छ
7: म आमा पनि
6: देखिस् नि यसो गर नानी उसो गर नानी भनेर सम्झायो भने ऊ यसरी फर्केर हिँड्छ
8: तपाईँ पनि कान्छीले धेरै गाली नगर्नु क्या आमा बुझ्छे नि बिस्तारै
7: बुझ्छे तेरी बहिनीले
8: कराएर बुझ्छे त आमा पनि कुसुम एक कप चिया खा त कस्तो चिसो बढेको भने
6: कार्तिकको आधी उधी भइसक्यो चिसो हुँदैन त लुगा नि त्यस्तो पातलो लगाएर गएको रहेछ अनि महको सबै पैसा उठाएर ल्याएस त
8: दुई मानाको मात्रै उठ्यो सात मानाको पछि दिन्छु भने उदाहरण नदिए साध्य लाग्दैन दियो पैसा उठाउने गाह्रो
6: अड्कली अड्कली पैसा दिन्छन् नाफा जति बाटो खर्चमै सकिन्छ दिनै परेपछि एकैपल्ट दिनु नि
8: कोही कोही व्यापारीको बानी नै त्यस्तै हुन्छ क्या आमा अब के गर्नु त कुसुम चियाले नै छिटो कति टाइम लाउँछ
7: आइसके लाउनु दाई
8: ल बस्न कहाँ हिँडिहाले कि हाम्रै कान्छीलाई के ल्याइदिएको छु मैले
7: हो र के ल्याइदिनु भएको छ र दाई
8: देखेर दङ्ग पर्छस् त ला यो कुर्ता सुरुवाल
6: ल हेर न लाउन खान भनेपछि चाहिँ कति टाठो हुन्छ कति पर्यो कुन्नि महँगो पो हालिस् कि
8: अब हाम्रै कान्छीले जाँचमा त्यत्रो नम्बर लागेछ त्यो चाहिँ कुनै चाडबाडभन्दा कम हो र आमा खुसीले किनिदिएको महँगो न सस्तो होइन कान्छी
7: मलाई कुर्ता त चाहिएको थिएन दाई नलाइदिए भयो नि हुने
8: लो अस्ति न चाहिँ कञ्चनको जस्तै कुर्ता सुरुवाल किनिदिनु है दाई भने कि होइन
6: अब दाईले ल्याइदिइसकेपछि खुसी भएर लगा न अय्या बाबा कति पो बज्यो खाना बसाल्नु पर्ने म गएँ है
7: तरकारी के पो खानु
8: कुर्ता कस्तो लाग्यो कान्छी मन परेन
7: होइन दाई राम्रै लाग्यो
8: मुखले राम्रो लाग्यो भन्छेस् अनुहारमा खुसी छैन किन हो
7: केही नै होइन दाई
8: लो टोलाइ पो रहेछ त के भयो कान्छी किन टोलाकी त
7: टोलाको छैन दाई
8: हेर कान्छी मलाई तैँले जाँचमा राम्रो गरेर एकदम खुसी लागेको छ लो फेरि टोलाउन थाले के भयो कान्छी किन टोलाकी
7: टोलाको छैन दाई
8: अब फाइनलमा योभन्दा राम्रो गरिस् भने तैँले जे भने त्यही किनिदिन्छु कान्छी
7: दाई पनि फाइनल आउनु अझै बाँकी छ अहिले नै के कुरा गर्नु
8: साँच्ची गौरीको बुवाले गौरीलाई नयाँ मोबाइल ल्याइदिएको भने होइन हेर कान्छी तैँले फाइनलमा राम्रो मार्क्स ल्याइस् भने तँलाई त्योभन्दा राम्रो मोबाइल ल्याइदिन्छु
7: होस् दाई पर्दैन के छोडिदिनु न त्यो फाइनलको कुरा
8: जा त कान्छी यो कुर्ता लाएर कस्तो देखिँदो रहेछ
7: पछि लगाउँछु के दाई
8: जा न ठिक हुन्छ कि हुन्न हेरौँ
7: भइहाल्छ नि ठिक पछि लाउँछु नि है दाई
8: कुसुम त आज भोलि किन पहिलाको जस्तो छैनस् एकहोरो हुन्छेस् पहिला सानो सानो कुरामा खुसी हुने मान्छे आजभोलि त्यति खुसी पनि हुनुहोस् तैँले केही कुरा लुकाएर त छैनस् नि
9: गुड मर्निङ क्लास
10: गुड मर्निङ सर
9: ल ल ल सबैजना बसौँ त यो हो नि त गाइड ल सबैजनाले हेल्थ बुक निकाल त किताब त ल्याएछ होला नि ल प्रजनन स्वास्थ्य पाठ निकाल आज हामी यही प्रजनन स्वास्थ्यको बारेमा बुझ्यो सबैजना हल्ला नगरी सुन है प्रजनन स्वास्थ्य भन्नाले चाहिँ मानिसका प्रजनन प्रणाली प्रजनन अङ्गको स्वास्थ्य प्रजनन र यौन सम्बन्धी सम्पूर्ण विषयहरू भन्ने बुझाउँछ के बुझाउँछ रे
11: सम्पूर्ण विषयहरू भन्ने बुझाउँछ सर
9: किन हाँसेको त परीक्षामा लेख्न नआउँदा बल्ल आउँछ तेरो हाँसो हाँस अझै प्रजनन स्वास्थ्य भनेको बुझ्यो नि होइन त ल अब बोर्डमा हेर त यहाँ यो हो डब्लुएचओ डब्लुएचओको फुल फर्म के हो भन् त ल
12: सर? वर्ल्ड हेल्थ अर्गनाइजेसन।
9: करेक्ट, यो हो नि त कायदा। अब वर्ल्ड हेल्थ अर्गनाइजेसन यानि कि विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले मानिसको प्रजनन प्रणालीसँग सम्बन्धित विषयमा मानिसको शारीरिक, मानसिक र सामाजिक अवस्था पूर्ण रूपमा ठिक हुनु हो र कुनै रोग वा कमजोरी नहुनु हो भन्छ। बुझ्यौ होइन?
13: हजुर सर।
9: यो त तिमीहरूले पहिला पनि पढिसकेका छौ नि होइन त?
13: पढ्न त पढेको हो सर अलिअलि, तर प्र्याक्टिकल्ली
9: प्र्याक्टिकल्ली के भन्न खोज्यो किसान तिमीले?
13: होइन सर, अब यो विषय बुझ्न अलि गाह्रो, अलि मजाले बुझ्न पाए हुन्थ्यो नि सर।
9: ल ल ल ठिक छ, म बुझाउला तिमीलाई, छुट्टै राखेर बुझाउला। विश्व स्वास्थ्य संगठनका अनुसार प्रजनन स्वास्थ्य भनेको के रहेछ त? किन चुप? भर्खरै सिकाएको भर्खरै बिर्स नि
13: सर।
9: के हो किसान?
13: वान क्वेसन सर।
9: के क्वेसन?
13: सर, यो प्रजनन अङ्गहरूमा कुन कुन अङ्गहरू हुन्छन्?
9: अहिले किन चाहियो तिमीलाई? पढिसकेको होइन तिमीले? मैले अहिले जे भनिरहेको छु त्यसमा ध्यान दिनु।
13: होइन सर, नबुझेर सोध्या हो।
9: मैले पढा बुझिरहेको छैन? अघिदेखि अङ्गहरू अङ्गहरू भनिरहेको छ, जिस्किरहेको छ कि के हो किसान? चाहिने नचाहिने कुराहरू छ। ल अगाडि बढौँ।
13: सर, मैले सोधेको प्रश्नको उत्तर दिनु न पहिला, अनि अगाडि बढौँ। प्रश्न सोध्न त पाइन्छ नि सर।
9: प्रश्न सोध्न मजाले पाइन्छ, तर आफूलाई थाहा नभएको विषयवस्तुको बारेमा मात्र।
13: तर सर, मैले प्रश्न सोधेपछि उत्तर त पाउनु पर्यो नि।
9: यो के पारा हो तिम्रो किसान? तिमीलाई मैले अघिदेखि विचार गरिरहेको छु, पढ्ने भन्दा पनि तिम्रो ध्यान अन्त्य अन्त्य भइरहेछ।
13: होइन सर, के भन्न खोज्नु भएको?
9: ए, मलाई उल्टै थर्काउनु त, यहाँ अगाडि
13: आए सर। अब
9: मैले अघिदेखि याद गरिरहेको छु, त अलिक ओभर स्मार्ट गर्न खोजिरहेछ। खुर्क बाहिर गयो, गो जो हो भने बुझिनस्।
13: नबुझेको कुरा सोद्धा क्लासबाट बाहिर निकाल्न पाउँछ सर?
9: तँलाई कक्षाबाट मात्र होइन, यस्तै हरकत गरेछ भने तँलाई स्कुलबाट निकाल्न सक्छु, बुझिस्?
14: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? यसको सही उत्तर हो क्रिकेट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल, सोलु खुम्बुबाट सृजना तामाङ, डडेलधुराबाट नीरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? प्रश्न फेरि एकपटक, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्?
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता विनय शेखर गुरागाई।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति हो।
0: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारीमा तपाईँ अहिले हामीले भनेका नम्बरहरूमा अथवा तरिकाहरूमा केन्द्रित रहेर आजको अतिथिसँग तपाईँले हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। आजको विषयवस्तुमा केन्द्रित रहेर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको लागि मंसिर 4 गते चुनाव हुँदैछ। अब 72 दिन बाँकी छ चुनाव हुनको लागि र चुनावको सरगर्मी बढ़ेको छ, चुनाव लागेको छ। विशेष गरी अहिले हामीले पत्र पत्रिका अथवा संचार माध्यमलाई हेर्यौं अथवा हाम्रा छलफलहरू, सामाजिक सञ्जाल, हाम्रा टोल टोलमा हुने चिया पसलका गफहरू, कुराकानीमा हामीले चाहिँ चुनावलाई केन्द्रित गरेर नै हाम्रा छलफलहरू अथवा हाम्रा चाहिँ औपचारिक अनौपचारिक बहसहरू त्यसमा केन्द्रित हुन्छन्। किनभने लोकतन्त्रमा चुनाव एउटा उत्सव पनि हो। चुनावमा नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर 5 वर्षको लागि कम्तीमा आवधिक निर्वाचन 5 वर्षको बीचमा हुने भएकोले गर्दाखेरि 5 वर्षको लागि हामीले चुनेका सांसदहरू हामीले चाहिँ हाम्रो मतद्वारा प्रतिनिधि सभा र प्रदेश सभामा पठाउँछौं। त्यही मध्येबाट हामीले मुख्यमन्त्री पाउँछौं, मन्त्री पाउँछौं, जुन चाहिँ प्रदेश सभामा अनि प्रधानमन्त्री, मन्त्री लगायत अन्य विभिन्न पदाधिकारीहरू चाहिँ हामी प्रतिनिधि सभा मार्फत पाउँछौं। त्यसकारण चुनाव एकदमै महत्वपूर्ण घटना हो भन्ने विषयमा नेपाल चौतारीमा केन्द्रित रहेर हामीले विगत केही समयदेखि यो आगामी चुनाव मंसिर 4 गतेको चुनाव केन्द्रित बहसहरू गरिरहेका छौं। चुनावसँग जोडिएर जहिले पनि एउटा नागरिक तहमा उत्साह जगाउने अथवा अपेक्षाहरू चाहिँ बढ़ाउने यो नेताहरूले चाहिँ आफ्ना विभिन्न तरिकाहरू अप्नाउँछन्। त्यसमध्ये घोषणापत्र पनि एउटा हो। घोषणापत्रमा विशेष गरी धेरै त्यस्ता खालका कुराहरू आउँछन् जो प्रति नागरिकहरूको विशेष लगाव हुन्छ अथवा रुचि हुन्छ अनि ती पूरा हुन्छन् भन्ने अपेक्षा हुन्छ। चुनावसँग जोडिएर नागरिक तहमा पनि धेरै अपेक्षा किन हुन्छ भने चुनावपछि चाहिँ हामीले भोगिरहेका धेरै समस्याहरू सम्बोधन हुन्छन् होला भनेर हामीले सोच्छौं। किनभने नेताहरूले पनि अथवा उम्मेद्वारहरूले पनि हामीलाई त्यही किसिमले चाहिँ आफ्ना प्रस्तुतिहरू, कुराकानीहरूमा बताइरहेका हुन्छन् अथवा भोट माग्न आउँदाखेरि भनिरहेका हुन्छन्। यसै सेरोफेरोमा आजको नेपाल चौतारी चाहिँ निर्वाचनसँग जोडेर आगामी मंसिर 4 गते हुने जुन प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि हुने निर्वाचन छ, के कुराहरू हामीले अपेक्षा राख्ने, निर्वाचन साँच्चीकै जादूको छडी हो भनेर सोच्ने अथवा निर्वाचन पछि आउने सरकारका पनि सीमाहरू हुन्छन्, उसले काम गर्ने एउटा योजना हुन्छ, त्यो योजना र बजेटभित्र बसेर काम गर्नुपर्छ, त्यसकारण जति धेरै अपेक्षाहरू राख्यो भने ती पूरा नहुन पनि सक्छन् अथवा हो के त, कति अपेक्षा राख्ने, कति नराख्ने, अपेक्षा पूरा भएन भने के गर्ने, यस्तै विषयमा केन्द्रित रहेर आज हामी छलफल गर्दैछौं। र यो छलफलमा आजको हाम्रो अतिथि हुनुहुन्छ डाक्टर दिलीप कुमार मल्ल। दिलीप कुमार मल्ल समाजशास्त्री हुनुहुन्छ, सामाजिक सुरक्षाको क्षेत्रमा पनि उहाँको विज्ञता छ। दिलीपजी, स्वागत छ नेपाल चौतारीमा।
2: धन्यवाद विनय गुरुगाई सर अनि एन्टेना फाउन्डेसन नेपालको नेपाल चौतारी कार्यक्रमलाई आज यो निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी विषयमा चाहिँ मलाई अतिथि बोलाउनु भएकोमा फेरि पनि धन्यवाद दिन चाहन्छु।
1: तपाईँ आफै पनि मतदाता हो है डाक्टर?
2: हजुर।
1: जस्तो मत दिँदाखेरि अथवा मतदान गर्दाखेरि एउटा नागरिकको रूपमा तपाईँले के कुरालाई ध्यान दिएर चाहिँ मतदान गर्नुहुन्छ?
2: ओके, त्योभन्दा म सानो कुरा केही राख्न चाहे भने आजको यो विषयवस्तु निर्वाचन र नागरिक अपेक्षा सम्बन्धी केही कुरा राख्न चाहन्छु। निर्वाचन, हामीले यो निर्वाचनलाई एउटा एकदम सजिलो रूपमा हेर्नु हुँदैन। यो निर्वाचनले आउने अब नेतृत्वले चाहिँ भोलिको नेपाल समृद्ध नेपालको लागि चाहिँ खाका कोर्ने व्यक्तिको छनौट गर्ने निर्वाचन हो।
1: हजुर,
2: यसलाई हामीले हाम्रो सामाजिक मनोविज्ञान के छ भने यो चुनाव पैसाको लागि केही समय स्वार्थको लागि हेरिने गरिएको छ। अबको हाम्रो समाजले, हाम्रो नेपाली समाजले के सोच्नुपर्छ भने यो निर्वाचन भनेको हाम्रो देश समृद्धिको लागि खाका कोरिने एउटा 5 वर्षको लागि वा यो विश्व समाजमा नेपाली समाज पहिचान गराउने एउटा खाका निर्धारण गर्ने चुनाव हो, निर्वाचन हो भनेर सोचिनुपर्छ। र अर्को कुरा चाहिँ जस्तो तपाईँको यो नागरिक अपेक्षा छ नि, नागरिक अपेक्षा हो नेपाली समाजमा वा मानिसको आवश्यकता धेरै हुन्छन् तर स्रोत साधनहरू चाहिँ एकदम कम हुन्छ। त्यो स्रोत साधनलाई हेरेर हाम्रो अपेक्षालाई चाहिँ अब आउने नेतृत्वले चाहिँ मिट गर्न सक्नुपर्छ।
1: म त्यो विषयमा आउँछु, हामी एकदमै अनौपचारिक रूपमा यो विषयमा हामी प्रवेश गर्छौँ, छलफल गर्छौँ। यो म अझ यसमा तपाईँका कुरा प्रष्टसँग नि सुन्छु। जस्तो यही कुराकानीलाई एकदम सजिलो बनाउनको लागि मैले सुरु गरेको चाहिँ जुन यो अपेक्षासँग जोडेर कुरा गर्दाखेरि जुन यहाँ पनि एउटा मतदाता हो, म पनि एउटा मतदाता हो, जस्तो हामीले त्यो अपेक्षालाई चाहिँ अथवा के सोचेर अथवा के चाहिँ हामी गरेर चाहिँ मतदान गर्छौँ भन्ने कुरामा हामी आफ्नै अनुभवबाट पनि कुराकानीमा हामी प्रवेश गर्न सक्छौँ।
2: यही तपाईँको प्रश्नमा म केन्द्रित हुन लागिरहेको थिएँ।
1: हजुर,
2: मैले एकदम साधारण वेमा चाहिँ मैले भोट म एज अ भोटर चाहिँ मैले त्यो दिने व्यक्ति जो नेता हुनुहुन्छ नि, जो इलेक्सनमा खडा हुनुहुन्छ, उहाँको भिजन योजना के छ, देश निर्माण गर्ने उहाँको सक्षमता कति छ त, मेरो अपेक्षाको कुरा गर्दा उहाँको अब भोलिको समाजलाई, हाम्रो त्यो क्षेत्रलाई कसरी उहाँले चाहिँ विकास गर्नुहुन्छ, उहाँको खाका के हो त, उहाँको मोडेल के हो, मेरो अपेक्षा त्यति मात्रै हुन्छ। त्यो अपेक्षा हेरेर, त्यो मेनिफेस्टो, त्यो घोषणा पत्र हेरेर, अनि त्यो घोषणा पत्रमा पनि उहाँले गर्न सक्ने आधारहरू के हो त, त्यो आधारहरू स्ट्रङ छ कि छैन, उहाँलाई कसरी फुलफिल गर्नुहुन्छ, उहाँको सामाजिक सांस्कृतिक आधारहरू के हो त, त्यो हेरेर मैले चाहिँ भोट हाल्ने गर्छु। मेरो अपेक्षा लगभग यति नै हुन्छ।
1: भनेपछि तपाईँको कुराबाट मैले बुझ्ने अथवा हामीलाई अहिले श्रोताहरूले ज जसले सुनिरहनु भएको छ उहाँहरू सबैले बुझ्न सक्ने एउटा कुरा चाहिँ के हुन्छ भने, नेताहरूले अथवा उम्मेद्वारहरूले चुनावको सिलसिलामा पार्टीहरूले जस्तो घोषणा पत्र ल्याउँछन् अथवा जस्ता सपना देखाउँछन् त्यसलाई हुबहु पत्याउनु हुन्न।
2: एक्ज्याक्टली
1: किन पत्याउनु हुन्न भनेर फेरि एकचोटि भनिदिनु त डाक्टर।
2: यसमा चाहिँ जस्तो उहाँ अहिलेसम्म हामीले धेरै यो इतिहास हेरौँ, 2007 सालदेखिको इतिहास हेरौँ भने सबै पार्टीले चाहिँ जसरी साम दाम दण्ड भेल ल्याएर हामी जसरी सत्तामा जानुपर्छ, जित्नुपर्छ होइन, अनि घोषणा पत्रमा एकदम त्यो ललिपप भन्छ नि त्यस्तो देखाएर जनतालाई भ्रम बनाएर उहाँले जितेको छ। तर हामीले अबको नागरिक समाजले के गर्नुपर्छ भने उहाँको घोषणा पत्र, सबै पार्टीको घोषणा पत्र हेरेर त्यो घोषणा पत्रमा उहाँहरूले गर्न सक्ने आधारहरू के हो त, त्यो घोषणा पत्रमा लेखिएको कुरालाई चाहिँ गर्न सक्ने उहाँहरूसँग त्यो सक्षमता छ कि छैन, उहाँसँग त्यो आर्थिक सामाजिक सामाजिकता गर्ने सक्षमता छ कि छैन, त्यसको अध्ययन गर्नुपर्छ। त्यो अध्ययन गरेर यो पार्टी, यो व्यक्तिले, कुनै पनि व्यक्तिलाई छनौट गर्दा त्यसको सामाजिक आर्थिक सबै परिवेश हुन्छ नि त, त्यो अध्ययन गरेर, त्यो अनुभव गरेर, उसलाई चाहिँ राम्रोसँग नजिकसँग नियालेर चाहिँ हामीले त्यो घोषणा पत्रलाई चाहिँ विश्वास गर्न सक्नुपर्छ। नत्र हामीलाई सधैँ उहाँहरूले चाहिँ सधैँ हामीलाई यो होइन नयाँ नयाँ झुट्टा आश्वासन दिँदै हामीलाई यो भोट ब्याङ्कको रूपमा प्रयोग गरेको देखिन्छ। अब हामीले यो नागरिक समाजले यो यसलाई यति आवश्यकता छ कि जति भन्दा छिटो हामीले त्यो सेलेक्ट गर्न सकेन, त्यसलाई हामीले निर्कल गर्न सकेन भने हामी अझै पनि ब्याकवार्ड पछाडि हिँड्न नै धकेलिनेछौँ।
1: जस्तो हाम्रो समाज अध्ययन गर्दाखेरि तपाईँ समाजशास्त्रकै क्षेत्रको एउटा विद्यार्थी हुनुहुन्छ, त्यही विषयमा अध्ययन गर्नुहुन्छ। यो समाजलाई अध्ययन गर्दाखेरि यो झुटा आश्वासन अथवा भनेको कुरा पत्याउने अनि त्यसपछि त्यो हो जस्तो गरेर यो भोट हाल्ने जुन खालको एउटा चलन छ नि, देखिन्छ नि, यसको पछाडि कुनै कारण छ? हाम्रो समाजको बनावट अथवा हाम्रो चाहिँ संरचना केही छ?
2: यस्तो संरचनामा जस्तो मैले मेरो अनुभवमा चाहिँ मलाई के लाग्छ भने हामीले यो चुनावी माहौल यो एक दुई महिना मात्रै हामीले यसको प्रचार प्रसार गर्छौँ, यसलाई बजारीकरण गर्छौँ होइन। त्यसको लागि चाहिँ हामीले नागरिक सक्षमता बनाउनु पर्ने आवश्यकता छ। नागरिक समाजले चाहिँ हामीले अबको समाज अबको नेतृत्वमा आउने व्यक्ति कस्तो हुनुपर्छ त, कस्तो व्यक्तिलाई चाहिँ हामीले हाम्रो के अरे केन्द्रमा पुर्याउनु पर्छ, हाम्रो यो नेता हुन सक्छ भनेर चाहिँ चुनावको भोलिपल्टदेखि नै गाउँ गाउँ दूर दराजमा बसेका नेपाली समाजलाई चाहिँ हामीले सामाजिक परामर्श दिन आवश्यकता छ एकदम ठुलो। त्यो एक डेढ महिनाको आवश्यकतामा जता त्यो लह चल्छ नि, जता त्यो बारी चल्छ, जता हावा चल्छ, अनि त्यो एक डेढ महिनाको त्यो अवधिमा चाहिँ मानिसले चाहिँ त्यो के फ्रड वा होइन हुन्छ नि झुस्टा बनाउन सक्ने पनि देखेको हाम्रो त्यो संरचना त्यो भएको कारणले गर्दा हामीले यो निर्वाचनलाई यस्तो राम्रो तरिकाले हेर्नुपर्छ। मैले अघि नै भनिसकेँ यो त देश विकास निर्माणको लागि चाहिँ बनाउने एउटा ढाँचा निर्धारण गर्ने पोलिसी नीति नियममा बस्ने व्यक्तिको छनौट गर्दैछौँ नि। चुनाव लगत्तै नै हामीले यो चार वर्षको अवधिमा यो नागरिक समाजले गर्ने हो वा नेपाली समाजले गर्ने हो यसको चाहिँ परामर्श चाहिँ एकदम आवश्यकता छ।
1: एउटा मतदाता कस्तो कुराले चाहिँ एकदम प्रभावित हुन्छ होला कि, यो झुटा आश्वासनले किन विश्लेषण गर्न सक्दैन?
2: हो कस्तो भयो भने जस्तो झुटा मानिसलाई चाहिँ जस्तो त्यही एउटा फर्स्ट कारण चाहिँ छोटो समयमा उसले गर्न सक्छ सक्दैन, सेकेन्ड कारणमा उसले चाहिँ त्यो मान्छेले होइन अहिले मैले भने जस्तो गर्न सकिने आधारहरू उसले हेर्न सक्दैन होइन, त्यो समय अवधिमा उसलाई पनि चिन्न पर्यो, त्यो सर्ट टाइमको कुरा भयो। अनि अर्को कुरा चाहिँ जस्तो हे यिनीहरूले गर्दैनन् भनेर त्यो पास्ट हाम्रो ट्रेन छ नि त, कसैले गर्न सकिराखेको छैन, झुटा आसन दिएको छ, यसलाई दिए पनि यस्तै भन्ने हिसाबले पनि हाम्रो होइन भोटरहरू हिँडिरहेको देखेर डिपेन्ड अपन त्यो मुड के हुन्छ नि, जुनको मुडमा चाहिँ होइन हामीले भोटहरू चाहिँ होइन यो झुठा आश्वासनतिर दुब्लिरहेको हालिरहेको चाहिँ देखिन्छ जस्तो मलाई लाग्छ।
1: तपाईँ नेपाल चौतारी सुनिरहनु भएको छ, नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति हो। नेपाल चौतारीमा आज हामी नागरिकका अपेक्षाहरू निर्वाचनसँग जोडिएका कुराहरूमा केन्द्रित रहेर के कुरा पत्याउने के नराख्ने कस्ता अपेक्षा नराख्ने नेताहरूको अथवा उम्मेद्वारको आश्वासनलाई चाहिँ कसरी हेर्ने जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। हामीसँग डाक्टर दिलीप कुमार मल्ल हुनुहुन्छ आजको अतिथि, उहाँ समाजशास्त्री हुनुहुन्छ। नेपाल चौतारी तपाईँ सुन्दै गर्नुहोला।
0: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013456567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: डाक्टर साहब, अब हामी विषयवस्तुमै केन्द्रित रहेर फेरि कुरा गरौँ। यो जुन घोषणा पत्र अनि त्यसपछि भाषणहरूमा यो चाहिने भन्दा बढी गर्न सक्ने नसक्ने कुरालाई विचार नगरिकन यो धेरै सपना देखाउने ट्रेन चाहिँ किन चल्छ होला कि यो नेताहरूमा?
2: जस्तो अब यस्तो उहाँहरूको घोषणा पत्रमा धेरै कुराहरू अब यो होइन 2047-48 सालदेखि हेर्दा पनि उहाँहरूले धेरै सपनाहरू बाँड्नु भएको छ अनि नयाँ नयाँ सपना बाँड्नको लागि फेरि नयाँ घोषणा निर्धारण गर्नु पर्यो होइन। अनि अब अलिक केही कुरा चाहिँ हाम्रो नेपाली समाजमा पनि विकास चाहिन्छ भन्ने एकदम धेरै मानसिकता छ। विकास छिटो विकास हुनुपर्छ भने हाम्रो नेपाली समाजको सामाजिक मनोवैज्ञानिक सोच छ होइन, त्यो कारणले गर्दा हामी नेपाली समाजका जनता भोटरहरूमा चाहिँ यसले विकास यही यो नयाँ कुरा रहेछ यसले विकास हुन्छ क्या भन्ने होइन सामाजिक मनोवैज्ञानिक छ। त्यो कारणले गर्दा त्यो सामाजिक मनोविज्ञान नै बुझेर चाहिँ नेताहरूले वा पार्टीले चाहिँ नयाँ नयाँ कुराहरू राख्ने। अब अहिलेको नयाँ समाजमा के दिने त? उहाँहरूले त धेरै होइन सपनाहरू बाँड्नु भएको छ नि त, अब नयाँ के दिने त? पुरानो सपना बाँडेर त हुँदैन, अब नयाँ सपना के दिने त, नयाँ योजना के दिने भनेर उहाँले गर्नै नसक्ने सपनाहरू बाँड्नु भएको छ। मैले अघि पनि भनिसकेँ, त्यो गर्न नसक्ने सपनाहरू चाहिँ हामीले सेलेक्सन गर्न सक्नु पर्यो। मैले सानो उदाहरण दिन्छु, जस्तो नेपाली चाइनाबाट नेपालमा काठमाडौँमा के अरे रेल मार्ग ल्याउनलाई 2 वर्षमा त सम्भव छैन नि, होइन? यहाँ त 1 वर्षमा पानी जहाज ल्याउँछु होइन, यति वर्षमा 1 वर्षमा भनेर यो सम्भावना छ कि छैन? हामी भोट मतदाताले चाहिँ यसलाई सेलेक्सन गर्न सक्नु पर्यो। एउटा इमेजिने सानो साधारण सोचमा सोचौँ कि चाइनाबाट नेपालमा रेल ल्याउनलाई कति पहाड छिरेर ल्याउनुपर्छ, हेर्नुहोस् होइन, कति सुरुङ मार्ग खोजेर ल्याउनुपर्छ, त्यसको लागि चाहिँ कति समय लाग्छ? हामी आफ्नै आँखा अगाडि पनि एउटा ढल व्यवस्थापन गर्नलाई नेपाली राजनीतिक पार्टी वा नेपाली होइन यहाँको व्यवस्थापन यो सबैले चाहिँ कति वर्ष 1-2 वर्ष कुर्नुपर्छ, हेर्नुहोस्। भनेपछि यस्ता सपना बाँडेका नेताहरूले छन्, यसलाई चाहिँ हामीले चाहिँ अब चाहिँ सेलेक्ट गरेर एकदम हामीले चाहिँ होइन निर्कुल गर्नुपर्ने आवश्यकता छ। यसैको फलस्वरूप नै उहाँहरूले चाहिँ हामीलाई यो नयाँ नयाँ सपना जस्तो पानी जहाज ल्याउने, रेल ल्याउने, हाम्रोमा अब चाहिँ मोनोरेल चल्दैछ, मोनोरेल ल्याउनलाई चाहिँ कति समय लाग्छ भन्ने कुराको हामीमा अध्ययन गर्नु पर्यो, हामीले बुझ्नु पर्यो, होइन, यो समाजले बुझ्नुपर्छ, अनि त्यो अनुसारको चाहिँ हाम्रो सेलेक्ट नेता गर्नु पर्यो। अब उहाँहरूको घोषणा पत्रलाई चाहिँ के गर्नु पर्यो भने यो आधारमा गर्न सक्छै सक्दैन, हाम्रो नेपालको आर्थिक क्यापेसिटी क्षमता कति हो त यो पनि अध्ययन गर्नु पर्यो, होइन? यो कारणले गर्दा हामीले यस्तो घोषणा पत्रलाई
1: भनेपछि नेताहरूको मनोविज्ञान पनि समाजको मनोविज्ञान अनुसार चाहिँ उहाँहरूले समाजलाई खेलिदिनुहुन्छ।
2: सामाजिक हाम्रो नेपाली समाजले के सोचेको छ त, के खोजेको छ त, यो सबै अहिले घोषणा पत्र के को लागि बन्दैछ भन्दा भोट ब्याङ्कको लागि बन्दैछ, होइन? र अब अहिले केही ट्रेन्ड चाहिँ देखिएको छ, हाम्रो अहिले यो स्वतन्त्र होइन उम्मेदवारहरू आएर हाम्रो संरचनामा चाहिँ केही परिवर्तन हुने हो कि भन्ने ट्रेन्ड चाहिँ देखिएको छ, होइन? त्यसले गर्दा अहिलेको अबको नेतालाई पनि एकचोटि घोषणा पत्र बनाउँदा चाहिँ सोच विचार गरेर अबको जनताले मलाई चाहिँ सिलेक्ट गर्ने हो कि नगर्ने हो, मेरा झुट्टा आश्वासनले चाहिँ म फेरि तल होइन माइनसमा पुग्ने हो कि जिरो धरातलमा पुग्ने हो कि भन्ने एउटा केही मार्गदर्शन चाहिँ अहिलेको यो स्थानीय चुनावको 2-3 वटा यो स्वतन्त्र क्षेत्रमा आउनुभयो नि होइन नेताहरू, त्यसले चाहिँ केही न केही अबको यो पुरानो पुरातन हाम्रो सत्ता छ नि त्यसलाई चाहिँ केही न केही मार्गदर्शन चाहिँ दिन्छ होला जस्तो लागिरहेको छ।
1: हामीसँग उषा ढुङ्गानाले फोन गर्नुभएको छ असमबाट, म उषाजीको कुरा सुन्छु। उषाजी
3: हजुर नमस्कार, अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर तपाईँको कुरा के छ, राखिदिनुहोस्।
3: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, राजनीतिक दलहरूले राज्य र नागरिक समाजबीच मध्यस्थताको कार्य कसरी गर्छन्, नागरिक समाजको महत्वपूर्ण राजनीतिक भूमिका किन हुन्छ र संघीय संसदको सदस्य हुन कुन कुन योग्यता चाहिन्छ?
1: संघीय संसदको सदस्य हुने योग्यता, त्यो विषयमा फेरि हामी नेपाल चौतारीमा विस्तृतमै बहस गरौंला। आजको टपिक्समा चाहिँ हामी खास गरी जुन विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं त्यो भनेको चाहिँ हामीले राख्ने अपेक्षाहरू र यो जुन नागरिक र राजनीतिक दलहरूको बीचको सम्बन्धको कुराहरू, यसमा केही भन्नुहुन्छ डाक्टर साहब उहाँले भनेका कुरामा?
2: एकदम राम्रो प्रश्न उषा ढुङ्गानाजीको। यो राजनीतिक दल र नागरिकको यो समाजसिता यो सम्बन्ध एकदम आवश्यकताको होइन, एकदम आवश्यकता ठ्याक्कै अपेक्षाको कुरामा पनि जोडिन्छ यहाँ चाहिँ। तर हाम्रो नेपाली समाजमा हाम्रो नेतृत्व वर्गले त्यो 2 महिना चाहिँ नेपाली जनता भोटरलाई चाहिँ एउटा सामाजिक सम्बन्ध आफ्नो सम्बन्ध होइन भोट ब्याङ्कको लागि राखेको देखिन्छ। जब उहाँ जितेर आउनुहुन्छ त्यसपछि चाहिँ उहाँहरूको कुनै खोजी नीति नै छैन, उहाँको दुःख समस्याहरूको कुनै सम्बोधन नै छैन, होइन? त्यो कारणले गर्दा यो राजनीतिक दलले नै नागरिक समाजको होइन सम्बन्ध के अरे त्यो बनाउने हो, तर हाम्रो नेतृत्व वर्ग नै त्यो भइथेन। त्यसको कारण चाहिँ हामी नागरिक समाज पनि छौँ नि त, हामीले अहिले भनेको हामीले राम्रो नेतृत्वलाई चाहिँ हामीले चयन गर्न सकेनौँ नि त, होइन? राम्रो नेतृत्व चयन गर्ने हो होइन यो 99% केही पर्सेन्ट मान्छे त छन् अझै पनि हाम्रो त्यो के अरे नागरिक समाजसँग सामाजिकता राख्ने सम्बन्ध राख्ने उहाँको वेदना पीडाहरू चाहिँ के अरे सम्बोधन गर्ने पनि केही मात्रामा त छन्, तर धेरै प्रतिशत चाहिँ जब चुनाव सकियो उहाँहरूले चाहिँ कुनै केही सम्बोधन पनि
4: गर्दैन, चिन्न पनि चिन्दैनन्। त्यो कारणले गर्दा यो राजनीतिक दललाई चाहिँ अब नागरिक समाजसँग सम्बन्ध बनाउनलाई हाम्रै नागरिक समाज हामी भोटरकै ठुलो हात छ, हामीले नै अब सेलेक्सन गर्नुपर्छ, हामीले नै यो पहिचान गर्न सक्नु पर्यो, यो पहिला आउन सक्नुपर्छ जस्तो म
1: जस्तो कसरी त त्यो कसरी गर्ने त हामीले नि
4: अब त्यसको लागि चाहिँ हामीले सिलेक्सन गर्दा अब अब अब आउँदैछ चुनाव, चुनावमा चाहिँ हाम्रो नेताहरू सबै पार्टीबाट जान्छन्, हाम्रो नजिक हामीलाई सामाजिक सुधार, हाम्रो सामाजिक सांस्कृतिक रूपमा चाहिँ उसले कति बुझेको छ, हामीलाई कति सम्बोधन गर्छ, उसको इतिहास कस्तो छ त, उसले गर्ने कार्यक्रम कस्तो छ, उसले पहिलाको गरेको एक्टिभिटिज हुन्छ नि क्रियाकलाप कस्तो छ, ऊ पैसा लिएर भर्खरै चुनावमा आएको हो कि उसले होइन वर्षौंदेखि चाहिँ उसको के अरे त्यो समाजमा कतिको कन्ट्रिब्युसन योगदान छ, त्यसका यसलाई चाहिँ अब म समाज साथीले के भन्छु भने यसको फाउन्डेसन कस्तो छ क्या, जस्तो उसको बाबुबाजेको हिस्ट्री इतिहास कस्तो छ, अबको त समयमा त बाबुबाजे उसको फ्रेन्ड उसको होइन संस्कृति कसको उसको होइन उसको अहिलेको इन्भाइरोमेन्ट वातावरण कस्तो छ, त्यो कारणले गर्दा हामीले नेतृत्वलाई चयन गर्न सक्यौँ भने डेफिनेटली त्यसले चाहिँ नागरिक समाजसँग राम्रो सम्बन्ध पनि राख्न सक्छ र त्यसले चाहिँ सूक्ष्म अध्ययन गरेर नेपाली समाजको आफ्नो क्षेत्रको सूक्ष्म अध्ययन गरेर नेपाली समाजको लागि त्यो समाजको लागि विकासको नीति निर्माण भाषा पनि मोडेल पनि निर्धारण गर्न सक्छ।
1: हामीलाई ललितनाथ योगीजीले सुर्खेतबाट फोन गर्नुभएको छ। ललितनाथ योगीजी नमस्कार।
5: नमस्कार सर, हाम्रो प्रस्तुत हजुरलाई पनि धेरै धेरै धन्यवाद, आज फेरि सहभागी हुने मौका मिल्यो। आजको अतिथि हाम्रो डाक्टर साहब हाम्रो
1: दिलीप मल्ल हुनुहुन्छ।
5: हजुर हजुर, हाम्रो डाक्टर साहबलाई पनि मेरो नमस्कार छ।
1: तपाईँलाई स्वागत छ, धेरै पछि तपाईँसँग कुराकानी गर्न पाइयो ललितजी, पहिले भेट भइरहन्थ्यो। तपाईँको कुरा के छ, आफ्नो कुरा राखिदिनुहोस्।
5: मेरो यो यही निर्वाचन सम्बन्धी आजको विषय सम्बन्धी नै हो। मैले एउटा प्रश्न राखेँ, जस्तो कि चुनाव बेला सस्तो लोकप्रियता देखाउने नेताहरू तथा तिनका कार्यकर्ताहरू पछि लागि सत्तामा पुगेपछि त्यो बिर्सिने नानी नेताहरूमा रह्यो र अनि यदि नेताहरूले चाहेको खण्डमा यो देशलाई समृद्धि बनाएर जनताका जीवन स्तरहरू माथि उठाउन सकिने सम्भावना हुँदा हुँदै पनि जनताहरूलाई भोट हाल्नलाई भोटरको रूपमा प्रयोग गर्ने लोकप्रियताहरू देखाएर आश्वासन देख्ने जालजेल बुन्ने र अनि यदि चाहेपछि नेतामा हाम्रो देश जस्तो मुलुकमा समृद्धि भन्ने सम्भावना छ कि छैन हाम्रो आजको अतिथिज्यूलाई र हामी जनताहरूले पनि विश्वास गर्ने आधार केही पनि छैन। हिजो प्रजातन्त्रको लागि पञ्चायतको लागि 46 सालको बहुदलको लागि र 62-63 लोकतन्त्र गणतन्त्र र यो संहितासम्म आइपुग्दाखेरि पनि यिनै मुहार छन्। यिनले एक हिसाबले देश परिवर्तन गर्न नचाहेका हुन् कि मलाई त्यस्तो पनि लाग्छ र अनि एउटा नेताहरूले चाहेको खण्डमा यो देश समृद्धि बनाउन सकिन्छ कि सकिँदैन, जनताको शासनहरू लिएर सार्वभौम सत्तामा पुगेपछि यदि चाहेपछि नेताहरूले यो देश सम्भावना बनाउन सक्ने छ कि छैन भनेर म यो बुझ्न चाहन्छु।
1: ललितजी
5: हजुर,
1: तपाईँलाई म एउटा प्रश्न सोध्छु है त, अनि तपाईँको प्रश्नको उत्तर पनि हामी दिउँला। तपाईँ आफै मतदाता हो कि होइन?
5: म त मतदाता हो।
1: तपाईँले मत दिने बेलामा अथवा योभन्दा अगाडि जुन मतदान गर्नुभएको छ, के कुरालाई चुनावसँग जोडिएर तपाईँ के सोच्नुहुन्छ, तपाईँ के होस् भन्ने चाहनुहुन्छ, तपाईँको चाहिँ कस्तो कस्तो अपेक्षा हुन्छ?
5: अब यस्तो सर, मैले त अहिलेसम्म भोट हालिदियो, अब हामी धेरैलाई स्वास्थ्य राखिएको कसैले आखिर उही सत्ताको मै रहेछ जसलाई पनि म यो सालबाट त म चुनावको बहिष्कार पनि गर्छु होला जस्तो लाग्छ। म त भोट हाल्दिनँ, यिनी नेताहरूसँग अगाडि सकेँ
1: भनेपछि तपाईँले जे सोचेर चाहिँ चुनावमा योभन्दा अगाडि विश्वास गरेर भोट हाल्नुभयो, मतदान गर्नुभयो, त्यो अनुसारको केही पनि पुरा भएन, त्यही भएर अहिले भोट हाल्न मन छैन है?
5: मन छैन छैन।
1: तपाईँ जस्तो अरू धेरैजनालाई पनि त्यस्तो लागेको हुनसक्छ। आजको विषय पनि त्यही हो कि, हामीले धेरै अपेक्षा राख्यौँ, धेरै राम्रो गर्छन् भनेर सोच्यौँ भने अन्तिममा यस्तो दिन आउने रहेछ। तर ललितजी, तपाईँ भोट हाल्नुहोस्, हाम्रो अपेक्षा भोट हालेरै यो परिवर्तन ल्याउने, भोट हालिएन भने फेरि अहिले हामी कहाँ नो भोट सिस्टम अथवा म भोट हाल्दिनँ भन्ने किसिमको प्रणाली पनि अहिले लागू नभएकोले गर्दा हामीले दबाब दिने लोकतन्त्रमा चाहिँ मतै हो, र मत त्यस्ता मान्छेलाई दिउँ जसले हामीले सोचे अनुसार गर्छन्। डाक्टर, अर्को एउटा प्रश्न छ, म उहाँको लिन्छु अनि त्यसपछि हामी छलफल गरौँला। श्याम सुन्दर रावलले हामीलाई अछामबाट फोन गर्नुभएको छ। श्यामजी
6: हजुर दादा नमस्ते, आजका अतिथिलाई पनि नमस्कार।
1: हजुर आफ्नो कुरा भन्नुहोस् त।
6: विभिन्न दलको घोषणा पत्रमा यस्तो घोषणा पत्र हुन्छ कि जुन पहिले साँच्चै गरिन्छ कि भन्ने हुन्छ र पछि त्यस्तो गरेको पाइँदैन, किनभने पनि त्यस्तो घोषणा पत्र यस्तो हुन्छ कि जुन ठुलो हुन्छ जुन समाजको अगुवा गरेको मान्छे हुन्छ त्यसलाई त्यसको हातमा मात्र तरेको हुन्छ घोषणा पत्र, त्यही अनुसार उसले गाइड गर्छ कि त्यो जुन आफ्नो पार्टी हुन्छ त्यसैमा मात्र भोट हाल्नु भनेर उसले गरेको हुन्छ। त्यसको घोषणा पत्र जुन सर्वसाधारण हुन्छ जुन गरिब र असहाय जस्ता हुन्छ उहाँलाई घोषणा पत्रको बारेमा केही पनि थाहा हुँदैन र जुन ठुलो बडाले हुन्छ उसले पैसा खाएर उसैमा हाल्नु पर्छ भनेर उसलाई वहीँतिर मोडिफाई गरेको पाइन्छ र आगामी दिनमा त्यसको लागि के गर्न सकिन्छ भन्नु पर्छ आगामी दिनमा।
1: दुईटा कुरा सुन्नु, उहाँहरूको कुरामा तपाईँको आफ्नो केही कुरा राखिदिनुहोस्, त्यसपछि अर्को प्रश्न लिन्छु। हामीलाई तीर्थ प्रसाद अधिकारीजीले पालबाट फोन गरिसक्नु भएको छ, तर उहाँको फोन लिनुभन्दा अगाडि ललितनाथजी र श्याम सुन्दरजीको कुरालाई तपाईँको छोटकरीमा सम्बोधन।
2: धन्यवाद ललित र हाम्रो श्याम सुन्दरजीलाई, मेरो पनि नमस्कार तपाईँलाई। यो जस्तो ललित नाथ एबीजीले भन्नुभएको जस्तो अब मैले त्यसको एन्सर्स तपाईँले पाइसक्नु भएन, हामी नै एउटा होइन अब सभ्य हुनुपर्नेछ, हामी नै जागरुक हुनुपर्नेछ, हामी जनता नै, हामी भोटर नै जनचेतना हुनुपर्नेछ। किनभने चुनावको बेलामा सत्तामा होइन चुनावको बेलामा दुई चार दिन मात्रै होइन गर्ने, सत्तामा गएपछि जनतालाई भुल्ने भन्ने कुरा एकदम यथार्थता छ, त्यो रियालिटी नै हो होइन, त्यसको लागि त्यो यथार्थ छ। अब हामीले कसरी चेन्ज गर्ने भनेर योभन्दा अगाडिकोमा पनि आउनु बुझ्नु भएको होला। र अर्को चाहिँ समृद्धिको विकास गर्ने छ नेपाली समाजमा, हाम्रो समाजशास्त्री वा हेर्दा चाहिँ नेपाललाई समृद्धि विकास गर्न सकिन्छ, धेरै समय पनि लाग्दैन, र त्यसको लागि चाहिँ हाम्रो नेतृत्ववर्ग नै राम्रो हुनु पर्यो। अहिले नै मैले भने कि हाम्रो एउटा गाउँपालिकामा गाउँपालिका हुने अध्यक्षले त्यहाँको नेताले चाहिँ कस्तो घोषणा पत्र बनाउँछ, उसको ढाँचा के हो कि संरचना के हो, उसले बनाउने नीति निर्माण के हो, उसले कुन साधन र स्रोत प्रयोग गरेर त्यहाँको विकास गर्न सक्छ, त यो योजना बनाउन सक्ने सक्षम नेता भयो भने नेपाल समृद्धि विकास हुन्छ र नेपालको जीवनस्तर सुधरिन्छ होइन। र अब विश्वास गर्ने आधार त होइन, हामीले त्यही मैले आधारको कुरामा चाहिँ के भने उसको अब फाउन्डेसनै हेर्नु पर्यो, नेताको फाउन्डेसन उसको के हो त, कतिको नैतिक छ होइन, अब हामीले नैतिक वान समाज त अझ बनाउन सकेका छैनौँ होइन, कतिको नैतिकता छ उसमा, कति एथिक्स छ, यो कुराको अध्ययन गरेर यो कुराको सेलेक्सन गरेर हामीले अबको इलेक्सनमा चाहिँ होइन नेता त्यसरी नै चयन गर्नुपर्छ। अर्को कुरा चाहिँ जस्तो श्याम सुन्दर रावतजीले चाहिँ भन्नुभएको घोषणा पत्रमा ठुल्ठुला सपना बाँडेकै छन्, त्यो यथार्थता नै हो, तर यो घोषणा पत्र पनि गाउँका ठुला बडा मानिसका मात्रै हातमा हुन्छ, त्यो पनि यथार्थता हो, तल होइन जो गरिब छन् जो होइन पिछडिएका छन् उहाँहरूको हातमा घोषणा पत्र पुग्दैन, त्यो कारण के हो भन्दा उहाँलाई दिनमा हातमुख जोड्नै समस्या छ, उहाँ कहिले पनि भाषण सुन्न पनि आउनुहुन्न कि भोटको बेलामा दुई चार दिनको त्यो माहौलमा अहिले मलाई मोटिभेट गरिन्छ पैसाले केले भन्ने छ नि, त्यही भएर मैले सुरुमै अब चाहिँ चुनावको जो दुई महिना यो होइन दुई महिना तिन महिना चुनावी माहौल बनाउने होइन कि चुनाव सकिँदै पनि नेपाली समाजमा बसेका दूर दराजका गरिब पीडित पिछडिएका जनतालाई चाहिँ अब हामीले सामाजिक परामर्श नेतृत्वको परामर्श दिनु आवश्यकता चाहिँ छ। त्यो गर्न सक्यो भने अनि उनीहरूमा सक्षमता आउँछ नि त होइन, सक्षमता आएपछि त उहाँले त आफ्नो नेतृत्वलाई चयन गर्न सक्नुहुन्छ, उहाँ पैसामा बिग्नु हुँदैन, उहाँ चाहिँलाई केही गुमराहमा राख्न सकिँदैन, त्यो कारणले गर्दा तपाईँ हामी नै अब होइन तपाईँ हामी नै चुनावमा जाँदाखेरि सक्षम व्यक्तिलाई देऊ यही आधारमा यो देखिन्छ होइन भन्ने हिसाबले अब हामी प्रचार प्रसार गर्नुपर्छ। अनि हाम्रो ठ्याक्कै के अरे ललितनाथजीले चाहिँ भने जस्तै भोट होइन मत दिनेवाला छैन, हाम्रो होइन विनय सरले भने जस्तै हामीले यो लोकतन्त्रमा भोटै दिएर हामीले यसलाई सुधार गर्नुपर्छ, तर तपाईँलाई त्यो नेता मन पर्दैन भने तपाईँले अरू नेतालाई जो सक्षम छ अमङ देम को चाहिँ सक्षम छ त्योलाई भोट हाल्नुहोस् र नेपाली समाजमा अबको मार्गदर्शन देखाउँ हामीले। भोलि त ठिकै छ नि एकजना होइन तपाईँलाई चित्त बुझ्ने राम्रो मान्छेले अहिले नजिकतिर पाँचै हजार भोट ल्याए पनि भोलिको अबको पाँच वर्षपछि त हाम्रो समाज त अब सक्षम व्यक्तिले आउँदैछ है भनेर हामीले त्यो मार्गदर्शन देखाउन त सकिन् त हामी मतदाताले, यो चाहिँ गर्नै पर्छ भन्ने होइन मलाई लाग्छ।
1: तीर्थ प्रसाद अधिकारीले हामीलाई पाल्पाबाट फोन गर्नुभएको छ। तीर्थजी
7: हजुर नमस्कार.
1: नमस्कार, तपाईँलाई कुराए तपाईँको कुरा राखिहाल्नुहोस्.
7: मेरो प्रश्न के रहेको छ भने अपाङ्गता भएका व्यक्तिहरू तथा लक्षित समुदायका व्यक्तिहरू किन चुनावमा जनताद्वारा निर्वाचित हुँदैन? के उनीहरूको पद नभइकन हो वा उनीहरूको क्षमता नभइकन हो? यो विषयमा जान्न चाहे.
1: तपाईँलाई के लाग्छ?
7: हजुर,
1: तपाईँलाई चाहिँ के लाग्छ किन होला त्यस्तो?
7: मलाई के चाहन्छ भने किनभने क्षमता नभइकन हुन सक्छ भनेर मैले मलाई लाग्छ. किनभने ऊ एउटा किसिमको अपाङ्ग भएको कारणले ऊ गर्न सक्दैन, यो काम गर्न सक्दैन, ऊ काम गर्न सक्दैन.
1: सोचाइ चाहिँ त्यस्तो आउँछ भन्ने तपाईँलाई लाग्छ?
7: हजुर.
1: आजको अतिथि हुनुहुन्छ हाम्रो दिलीप कुमार मल्ल, उहाँ समाजशास्त्री पनि हुनुहुन्छ. हामी कहाँ किन यो हाम्रो जुन सामाजिक बनोट अथवा हाम्रा विभिन्न खालको शारीरिक कुरालाई लिएर पनि यस्ता किसिमका सोचहरू बन्छन्, जुन सोचले गर्दा एउटा समुदाय कहिले पनि नेतृत्वमा पुग्दैन अथवा अगाडि बढ्दैन, जुन तीर्थजीको प्रश्नसँग पनि सम्बन्धित रहेर केही कुरा भनिदिन्न
4: कि? होइन, एकदम राम्रो प्रश्न उठाउनुभयो प्रसाद अधिकारीजीले. हाम्रो एउटा जस्तो यो सामाजिक संरचनाको मानसिकता सोच चाहिँ छ, यो अपाङ्गता भएका व्यक्तिले गर्न सक्दैनन् भनेर, होइन? र यो चाहिँ हामीलाई चुनौती र अवसर पनि हो अपाङ्गता भएका व्यक्तिहरूलाई. अब अपाङ्गता भन्ने होइन भएका हामीहरूले चाहिँ म अपाङ्गता छु भन्ने सोचै राख्नुहुन्न, होइन? हामीबाटै सुधार गर्नुपर्छ. अपाङ्गता म छैन, म सक्षमता छु भन्ने होइन मानसिकताको सोच विचार गर्नुपर्छ. र अब उहाँहरू कसरी अघि आउने भन्दा उहाँहरूको अध्ययन अनुसन्धान अबको नेपाली समाजले चाहिँ डेफिनेटली सक्षमता व्यक्ति चाहिँ खोज्दैछ, है? अब पहिचान पनि गर्दैछ. हामी अपाङ्गता भएका व्यक्तिको अध्ययन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो. अहिले हाम्रा विभिन्न सोसियल मिडियाहरू छन्, हाम्रो विचार राख्नु पर्यो, हाम्रा विचारहरू विचारको अध्ययन अनुसन्धान गर्ने, त्यसको अनुगमन गर्ने, त्यसलाई चाहिँ होइन सेलेक्सन गर्ने एकदम वातावरण आएको छ यो. त्यस कारणले गर्दा अपाङ्गता भए भनेर त्यो मानसिकता सोचबाट हटाउनु पर्यो, र हामी अपाङ्गता भएकाले नै त्यो मानसिकता राख्ने सोचलाई पनि हामीले चाहिँ अब चाहिँ के गर्नुपर्छ भने परामर्श गर्नु छ. तपाईँसँग तपाईँ र मेरो बौद्धिकताको क्षमता लडाइँ गरौँ न त, होइन? तपाईँ र मेरो होइन भिजनको लडाइँ गरौँ न त. हामी फिजिकल लडाइँ गर्ने, हाम्रो बौद्धिक होइन कम्पेरिजन गर्ने, हाम्रो बौद्धिकता, हाम्रो क्षमता हामीले गर्न सक्ने र अबको समाज निर्माण गर्न सक्ने क्षमताको हामीले चाहिँ बहस गरौँ न त भन्ने हामीले यो मानसिकता बनाउनुपर्छ. यो मानसिकता बनायो भने त्यसमा चाहिँ यो अपाङ्गता हामीले नै समाजलाई चाहिँ परिवर्तन गर्नुपर्छ, हामीले नै यो सोचलाई परिवर्तन गर्नुपर्छ. जो सत्तामा पुग्न चाहन्छ नि त्यसले त त्यो अपाङ्गता उठेकालाई नै के भन्छ भने यो अपाङ्गता छ, यो महिला छ, यो छ भनेर चाहिँ होइन यो सत्तावादी सोचले चाहिँ त्यसरी चाहिँ प्रचार प्रसार गर्छ. हामीले चाहिँ त्यसको डिफेन्समा चाहिँ हामी एबल छौँ, हामी गर्न सक्नेछौँ भन्ने मानसिकताको विकास गर्न सक्यो भने हामी अगाडि बढ्न सक्छौँ र हाम्रो चुनावी मैदानमा पनि हामी उठ्न सक्छौँ. र चुनावी मैदानमा पनि सक्षमता व्यक्ति, बौद्धिक सक्षमता व्यक्ति छ भने सायद होइन जितेर मैदानमा आउन सकिन्छ जस्तो.
1: हजुर हजुर. भोजनारायण भोजकुमारी नेउपाने हुनुहुन्छ चितवनबाट. भोज कुमारीजी नमस्कार.
8: हजुर हजुर नमस्कार.
1: तपाईँको के छ कुरा राखिदिनुहोस्?
8: ए मेरो कुरा चाहिँ जस्तो नागरिकको अपेक्षा चाहिँ अब जस्तो उम्मेदवारहरू भइसकेपछि अपेक्षा एकदम ठुलो रहन्छ, अनि त्यो अपेक्षाहरू पुरा गर्नका लागि हाम्रा सांसदहरू हाम्रो व्यक्तित्वहरू चाहिँ त्यति सक्रिय हुनुहुन्न, होइन? सक्दै हाम्रो आशा चाहिँ हाम्रो आशा सबै पुरा होस् भन्ने सबै नागरिकको चाहना नै हुन्छ. त्यसको लागि राज्यकै तर्फबाट पनि उहाँहरूलाई प्रशिक्षित गर्नुपर्ने र त्यसपछि हामी मतदातालाई पनि त्यो प्रशिक्षित गर्ने योजना छ कि छैन होला, मलाई त्यसको उत्तर चाहियो.
1: डाक्टर
4: धन्यवाद हाम्रो भोजकुमारजीलाई. मैले पहिला पनि यो कुरा राखिसकेँ, सामाजिक परामर्श चाहिन्छ भनेर. यो जस्तो अपेक्षा कस्तो गर्ने भनेर हामीले नागरिक समाजलाई पनि हामीले सामाजिक परामर्श चाहिन्छ. हेर्नुहोस् अहिलेको नेपाली समाजमा जस्तो हो, मैले पनि कुरा गरेँ, हाम्रो मानिसका आवश्यकता असीमित हुन्छन्, स्रोत साधन सीमित छन्, त्यो यथार्थता हो, होइन? हाम्रो सिद्धान्तले पनि त्यही भन्छ. र अबको अपेक्षा हामीले के राखौँ भने ठुला सपना, हाम्रो नेपालको आर्थिक सामाजिक सांस्कृतिक धरातलले त्यति ठुला सपना नराखौँ. बेसिक एउटा बेसिक हामीले चाहिँ अपेक्षा राखेर त्यसलाई फुलफिल गर्न सक्ने एउटा नेता सेलेक्सन गरौँ न. हाम्रो धेरै ग्रामीण समस्यामा खानेपानीको समस्या छ. हामी नेपालको जल स्रोतको धनी दोस्रो नम्बरमा धनी देश, तर गाउँ पहाडमा चाहिँ खानेपानीको समस्या छ. त्यति अपेक्षा राखेर त्यो अपेक्षा मिट गरे मात्रै नेतालाई भेटाउन सकौँ न, त्यसलाई पहिचान गर्न सकौँ न, त्यसले त धेरै परिवर्तन गर्छ नि. एउटा पानी मात्रै हुँदा चाहिँ त्यसले चाहिँ एउटा होइन हाउस वाइफ त्यहाँको महिलाहरूलाई त्यहाँको समाजलाई कति परिवर्तन गर्न सक्छ त्यसको जीवन स्तरमा. त्यही कारणले गर्दा अपेक्षा अब हामीले एकदम र सूक्ष्म अपेक्षिता आफ्नो समाजको अपेक्षा हाम्रो समाजमा के हो त एकदम सूक्ष्म लेभलको आवश्यकता के पहिलो प्रायोरिटीमा दिने त्यो आवश्यकता फुलफिल गर्न सक्ने दुई चारवटा आवश्यकता फुलफिल गर्न सक्ने आधार हेरेर चाहिँ हामीले चाहिँ नेतृत्व चयन गरौँ. त्यो भयो भने त्यसले आवश्यकता पनि पूर्ति गर्न सक्छ नि त होइन. हामीलाई चाहिँ खुला सपना देखाउनेलाई हामी चुज गर्छौँ उसले त सक्दै सक्दैन न होइन नेपालको आर्थिक बेले सक्न सक्छ. त्यो कारणले गर्दा त्यो काउन्सिलिङ चाहिँ हामीले नागरिक समाजलाई गर्नुपर्ने छ. अब नेताहरूको कन्डिसनमा चाहिँ म अलिक त्यति धेरै किनभने हाम्रो नेताहरूकोमा चाहिँ नैतिक मोरलै छैन. नैतिक वान बनाउनुपर्छ नेपाली समाज. अबको नेपाली समाज नैतिक वान हुनुपर्छ. नैतिक वान हुनलाई पनि धेरै आधारहरू छन् त्यसको सूचकहरू मानक सूचकहरू हुन्छ होइन. नैतिक कसरी बन्ने त एउटा एजुकेसन होला शिक्षा हो होइन र एउटा चाहिँ मान्छेको अनुभव होला एउटा चाहिँ होइन समाजमा गएर चाहिँ त्यो के अरे हुन्छ नि फेस गर्न चाहिँ सधैँ ढान्ने अनि समाजमा गएर त्यो समाजले बनाएका लाञ्छनाहरूलाई पनि होइन त्यो त्यसले गर्दा पनि नैतिक मान बनाउँछ. धेरै त्यो सूचकहरू धेरै इन्डिकेटरहरू हुन्छन् त्यसलाई चाहिँ हामीले चाहिँ होइन अब नेतामा चाहिँ हेर्न सक्नु पर्यो. नेता सुर्दिनलाई त हामी समाजले बनाउनु पर्छ जस्तो मलाई लाग्छ.
1: कार्यक्रमको समयको पाबन्दीमा रहेर अब म एकजनाको टेलिफोन लिन्छु. कृष्ण बहादुर खत्रीजी हुनुहुन्छ सुर्खेतबाट नै हुनुहुन्छ उहाँ पनि. कृष्णजी
9: हजुर
1: नमस्कार. नमस्ते. तपाईँको कुरा के छ भन्नुहोस् त.
9: सर्वप्रथम हाम्रो डाक्टर सरलाई पनि नमस्कार छ है. मेरो भनाइ के छ भन्दाखेरि अब हामी निर्वाचनको मुखमै छौँ. अहिले निर्वाचनको मुखमा आइरहँदाखेरि जनताहरूका अपेक्षा त कति छन् कति छन् होइन. अब सर्वसाधारण जनताहरूको अपेक्षा त्यो मैले भनेर साध्यै छैन. यहाँहरूलाई पनि अवगत नै छ होइन. अब सपना साध्ने सपना बाँड्ने तर पुरा गर्ने बेला चाहिँ नि उता मौज मस्तीमै व्यस्त हुने नेताहरू यो प्रवृत्ति त हामीले विगतमा देखिएकै हो. सम्भवतः अब अहिलेका आउने अनुहारहरूको पनि मति त्यही हो. तर मलाई एउटा पृथक कुरा हुन त यो कुरा त्यति पृथक त होइन त्यति नयाँ त होइन र पनि मलाई हिजो मात्र न्युज सुनेको थिएँ कता कता हत्याराहरूलाई चाहिँ गुन्डाहरूलाई तपाईँको संसदको लागि सिफारिस गरियो फलाउने दलबाट भन्ने कुराहरू न्युजमा आए. हामीले यस्ता नेताहरूबाट के कस्तो अपेक्षाहरू गर्ने कि जबकि होइन गुन्डा भनेर चिनिएका हत्यारा भनेर चिनिएका कोही बलात्कारी भनेर चिनिएका यस्ता कुराहरूले यस्तो होइन दलहरूको यस्तो निर्णयले जनतामा कस्तो किसिमको प्रभाव पर्ने होइन. यसलाई न्यूनीकरण गर्नको लागि के गर्नु पर्ला त होइन. अब यसलाई कतै न कतै त अब हाम्रो भूमिका पनि हुन्छ हामी मतदाताहरूको होइन. त्यही भएर यसमा के कस्ता कुरा होइन यसमा यसलाई न्यूनीकरण गर्नको लागि के कस्ता कुराहरू गर्नु पर्ला र अब राज्य स्तरबाट के हुनु पर्थ्यो यसको लागि चाहिँ
1: हस् कृष्णजी म एउटा टेलिफोन लिन्छु. लिन्न भन्दा भन्दै उहाँ आइहाल्नुभयो. तिलक अधिकारीजी हुनुहुन्छ चितवनबाट. तिलकजीको कुरा सुनिसकेपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौँ. तिलकजी
10: हजुर नमस्कार.
1: नमस्कार. आफ्नो कुरा राखिदिनुहोस्.
10: ए मेरो कुरा अब यहाँलाई राख्छु. अब पार्टीले टिकट त दिन त दिन्छ. जो त्यागी इमानदारी केही गर्छु देशको लागि केही गर्छु भन्ने त्यागी व्यक्तिले टिकट नपाउनु र खालि गुन्डागिर्दी गर्ने दादागिरी गर्ने दुराचार गर्ने समाजमा विकृति फैलाउने त्यस्ता व्यक्तिहरूलाई पार्टीले टिकट दिनुको कारण के हो. त्यही कारण अहिले जनताहरूमा निराश आइरहेको छ कि कहिले आफूले भनेको जस्तो व्यक्तिहरू कहिले नपाउने अनि बाध्यता भएर मान्छेले त्यहाँ चुनावमा पनि भाग लिन पनि नजाने अनि बाध्यता भएर दिनु पनि पर्ने यो कारण खास के हो यसको बारेमा भनिदिनु होला नि
1: डाक्टर साहब. यो दुईवटा प्रश्न र अथवा विचारसँग सम्बन्धित रहेर आफ्नो कुरा राखौँ अनि त्यसपछि हामी छलफललाई टुङ्ग्याउनतिर लाग्छौँ.
4: तिलक अधिकारीज्यू र कृष्णजीलाई यो अलि व्यक्तिगत अब होइन पार्टीको व्यक्तिगत भयो. त्यही पनि जस्तो कृष्णजीको कुरा चाहिँ होइन जस्तो अपेक्षा होइन अब अपेक्षाको बारेमा हामीले धेरै कुरा गरिसक्यौँ. अपेक्षा हाम्रा धेरै हुन्छन्. त्यो अपेक्षामा हाम्रो फुलफिल गर्न सक्ने हाम्रो बेसिक फर्स्ट प्रायोरिटीमा हुने निड एसेसमेन्ट गरेर चाहिँ त्यो अपेक्षालाई चाहिँ हामीले फुलफिल गर्ने नेताको चयन गरौँ. र अब नयाँ नेतृत्वको चयन गर्नलाई तपाईँको यहाँ नयाँ नेतृत्व आए पनि मौज मस्ती नै गर्ने भन्ने छ. नयाँ नेतृत्वलाई पनि हामीले चाहिँ अब सेलेक्सन गर्नुपर्छ. उसको होइन आर्थिक सामाजिक सांस्कृतिक आधारहरू के छ, उसले गर्ने भिजन्स होइन त्यो ढाँचाहरू के छ, उसले गर्ने मोडलहरू के छ, उसको रियालिटी छ कि छैन, ग्राउन्ड लेभलको रियालिटी छ कि छैन उसको घोषणा पत्रमा, त्यसलाई पनि सेलेक्सन गरेर अबको नेतृत्व चयन गर्नुपर्छ होइन. त्यसले गर्दा हाम्रो अपेक्षा पनि मिट हुन्छ. अब के अरे

0: गर्न सक्नुपर्छ। हामी भोटरले अबको यो संरचना छ नि, यो जो होइन संरचना हामीले भोग्दै आएको छौँ, यो संरचनालाई हामीले परिवर्तन गर्न पर्छ पर्छ। नेपाली समाजमा यो पहिलेदेखि आउँदै आएको यो निर्वाचन पद्धति वा पार्टी नेता चयन गर्ने पद्धतिको संरचना छ, त्यो संरचनालाई हाम्रो परिवर्तन गर्न सक्नुपर्छ। त्यो परिवर्तन गर्नलाई चाहिँ मैले एउटा एउटा पोइन्ट होइन एउटा के भन्छु भने, हामी भोटर मात्र होइन तपाईँ हामी, तर हाम्रो नेपाली समाजमा के छ भने, 47 सालदेखि म नेपाल कम्युनिस्ट पार्टीको पार्टीमा हालेको, म त्यो 10 वर्षसम्म त्यही पार्टीलाई हाल्छु, हामीले चाहिँ त्यहाँ नेता हेर्दैनौँ। हेर्नुहोस् है, हाम्रो यो संरचना छ कि नेपाली काङ्ग्रेसमा हाल्ने मान्छेले 20 वर्ष 30 वर्ष भयो त्यसलाई हालेको छ हालेको छ, त्यहाँ नयाँ नेताको सक्षमता छैन, त्यहाँ पार्टी मात्रै छ। यो संरचनालाई हामीले परिवर्तन गर्न सकेन भने अझको समाजमा, अझको भोलिको समाजमा पनि त्यही गुन्डागर्दी, त्यही पैसा दिने व्यक्ति नै रिपिट हुन्छन्। अनि त्यसलाई चाहिँ हामी अब यो मैले सुरुमै भने, नागरिक समाजलाई यस्तो अबको नेतृत्व हुनुपर्छ भनेर सामाजिक नेतृत्व परामर्श चाहिँ दिनै पर्छ होइन भन्ने लाग्छ। त्योसँगै मैले सानो कुरा जोडेँ होइन, जस्तो हाम्रो यो संविधानमा अब हाम्रो नागरिक समाजले वा हामीले हाम्रो संविधानमा सामाजिक सांस्कृतिक रूपान्तरण नीति छ, त्यसलाई कति कार्यान्वयन गर्यो कि होइन। अब सामाजिक सांस्कृतिक रूपान्तर भन्यो होइन, माओ अब पार्टीले कुनै पार्टीले सामाजिक के रूपान्तर गर्यो त, हामी हाम्रो सामाजिक सांस्कृतिक धरातल के हो त, यसको पहिचान गर्न सक्यो भने त्यो नैतिकता आउँछ, त्यहाँ नैतिक वहन आउँछ, नैतिक मोरलको कुरा आउँछ, धेरै कुरा आउँछ। यो राज्यले पनि यो सामाजिक सांस्कृतिक रूपान्तरलाई चाहिँ स्वस्थ सक्षम व्यक्तित्वको विकास होइन, सामाजिक समानताको विकास, लैङ्गिक समानताको विकास भन्नेमा चाहिँ नेपाली राष्ट्रले नेपाल सरकारले कतिको लगानी गर्यो, कतिको योगदान गर्यो त, यो प्रश्न चिन्ह छ कि। यसमा चाहिँ हामीले आवाज उठाएर हामीले चाहिँ यसलाई चाहिँ परिचालन गर्न सक्यो भने पक्का पनि भोलिको देशको समाज चाहिँ राम्रो बन्छ, समृद्धि बन्छ र नेतृत्व पनि विकास हुन्छ जस्तो मलाई लाग्छ।
1: हस्, धन्यवाद डाक्टर दिलीप कुमार मल्लजी, नेपाल चौतारीमा तपाईँको समय र विचारको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँ कार्यक्रम प्रस्तुत विनय शेखर गुरुराईजीलाई पनि,
1: नेपाल चौतारीमा आज हामीले कुरा गर्यौं। आगामी निर्वाचन छ जुन मंगिर 4 गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको लागि, त्योसँग जोडिएर घोषणा पत्र बन्ने क्रममा छन् अथवा विभिन्न भाषणहरूमा आश्वासनहरू आउने क्रममा छन्, पुराना घोषणा पत्रहरू पनि पूरा भएछन् छैनन् आदि इत्यादि कुरामा बहस भइरहेका बेला हाम्रा अपेक्षाहरू फेरि बढ्दैछन्, पहिलेभन्दा परिवर्तन भइरहेका छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा के अपेक्षा राख्ने के नराख्ने, कसरी चाहिँ उम्मेद्वार सही रूपमा छनौट गर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। नेपाल चौतारीमा आउने मंगलबार र शुक्रबार पनि हामी यस्तै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। चुनाव केन्द्रित नेपाल चौतारी सुन्दै गर्नुहोला। आजको नेपाल चौतारी यति नै, यहाँको दिन शुभ रहोस्। उत्पादन समूहका सबै सहकर्मीसहित म विनय पनि विदा माग्छु, यहाँको दिन शुभ रहोस्, नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुणाफल
1: अङ्क 21
2: टोकरे मितिनी
3: ल आउनुहोस् बस्नुहोस् यता
2: मित लगाएको त्यो दिन त म कहिले बिर्सिन्न नि शशी मलाई त ठुलै चार जस्तै लागेको थियो
3: मलाई त के न भयो जस्तो डर लागेको थियो आमाले अरूकै घरमा पठाइदिन लाग्यो हो कि भन्ठाने थिएँ मैले
4: कति वर्षको हुनुहुन्थ्यो र तपाईँहरू मित लगाउँदा
2: 7 वर्ष पुरा भएर 8 हिँड्दै थियौँ होइन
3: हो क्यारे
4: दुवैजना
2: हामी दुवै एकै दिनमा

0: फेरि
1: सानैदेखि मेरो आमा र मितिनी आमा एकदम मिल्ने साथी रे के
2: पछिसम्म आउ जाउ भइरहोस् भनेर हामीलाई मितिनी लगाइदिएको रे
1: त्यसपछि त मेरो मुखैमा मितिनी मात्र आउँथ्यो घरमा खिर पकाए नि मितिनीलाई लगिदिनु पर्ने कसैले केही दिए पनि मितिनीलाई देखाउनु पर्ने
2: बिहा गरेपछि त मितिनीलाई बिर्सिहाल्नु भयो नि मितिनीले दुई चार दिन बस्ने गरी आउनुहोस् भन्दा पनि नआउने घरमै आउनु पर्ने है भेट्न
1: तपाईँको नेत्र दाइले नपठाएपछि के गर्ने त जान्छु भने त अनि पर्दैन भन्नुभयो
2: तिनलाई अब म के चाहिन्थ्यो पहिला पो मेरो मितिनीलाई फकाउनु थियो र कामै नपरी बोल्न आउँथे भेटौँ न मात्र तिनलाई जाने छु
3: हेलो शशी दिदीसँग बाहिर छु क्या भिडियो गर्न मिल्दैन क्या
2: ऊ हाम्रो भाइको भिडियो कलको निम्त आयो
1: कसको
2: के अरे हरिस
3: दिदी नगराउन न
2: ए तनु तनु हेर्नु नि जुन बेला पनि त्यही केटीसँग गफ गरिरहन्छ
3: त्यस्तो होइन के
2: साँच्ची मितिनी मैले अनन्तलाई भेटेको थिएँ नि घर आउँदा एउटै बसमा परेका थियौँ
3: को हो अनन्त भने
1: कोही होइन के ए छोडिदिनुहोस् न मितिनी अर्काको गफ नगरौँ न है लुगा सुक्यो होला बरु म उठाएर आउँछु
2: तपाईँ बस्नु न मितिनी म लुगा उठाइदिन्छु मलाई टोइलेट पनि जान मन लागिरहेछ
1: ल ल नसुक्या लुगा चाहिँ डोरीमै छोडिदिनु है
2: हुन्छ हुन्छ
1: के हो हरिस मुसु मुसु हाँस्दै मोबाइल चलाएको छ तनुको म्यासेज हो
3: होइन दिदी
1: अब कुसुम मन पर्न छोड्यो पहिला त खालि कुसुमको पछि लागेको थियौ त
3: म मात्र पछि लागेर के गर्ने उसले चाहिँ वास्तै गर्न छोडी मलाई त झ्याउ लाग्छ दिदी त्यही बेलामा तनुले मन पराउँछु भने मैले पनि यस भन्दे
1: त्यो तनु त कस्तरी सुर्दिछ मलाई त मनै पर्दैन कुसुम जस्ती राम्रै गर्लफ्रेन्ड पो गर्लफ्रेन्ड त
3: राम्रै भएर त होला नि घमण्डी भएको मैले कति पटक मन पराउँछु भने एस पनि नभन्ने नो पनि नभन्ने सधैँ उसैको पछि लागिरहन्छ भनेर होला नि भाउ खोजेको म पनि के कम उसैलाई देखाउनलाई हो मैले तनुलाई यस भने
1: हरिस तिमीले कस्तो कुरा नबुझेको मुखले यस नो भन्नुपर्छ र व्यवहार देखेर थाहा भइहाल्छ नि मलाई त कुसुमले तिमीलाई मन पराउँछ नि जस्तो लाग्छ है
3: मनमा माया भए त मुखले यस भन्ने के गाह्रो रहेछ दिदी
1: बरु म कुसुमलाई सम्झाइदिन्छु तिमीसँग त कुसुम नै सुहाउँछ त्यो तनुसँग त तिम्रो जोडा त यति पनि मिल्दैन बरु मै कुरा गरौँला के कुसुमसँग
3: एउटा कुरा नढाटी भन्नु त इन्दु दिदी तपाईँ सधैँ कुसुम र मलाई मिलाउन खोज्नुहुन्छ कुसुम र म नजिक होस् भन्ने चाहनुहुन्छ किन भन्नु त केही विशेष कारण छ र

0: हे विवेक दाई पो,
1: ओ के गर्दै थिइस् भन् त मलाई।
0: ए दाई, त्यस्तो केही पनि होइन के, यसो गीत सुन्दै तरकारी केलाउँदै थिएँ।
1: ढोकाको कब्जै खुस्किने गरी डङ डङ पार्दा नि थाहा नपाउने भनेपछि।
0: दाई पनि अति भन्दिनँ क्या, खासमा हाम्रो घरबेटी बा फेरि भाडा माग्न आएछन् कि जस्तो लागेर क्या।
1: जहाँ पनि यो घरबेटी आतंक चाहिँ छ यार, कहिलेकाहीँ त मुला यिनीहरूकै घर किनेर यिनीहरूलाई भाडामा बसाइदिउँ जस्तो लाग्छ।
0: तपाईँलाई त भाडा तिर्न के टेन्सन हो र, तपाईँलाई त भन्ने बित्तिकै चटनी काठ आइहाल्छ।
1: काठको कुरा मात्रै भन्दा पनि यहाँ आफूलाई अर्कै टेन्सन भइरहेछ।
0: के भयो दाई त्यस्तो, कि घरबेटी बड्डाले घर चाहिँ बनाउने प्लान गरे हो दाई?
1: चुप्लाक, खाली नचाहिने कुरा गर्छ।
0: त्यस्तो के भयो विवेक दाई, कि फेरि किचकिच गरे घरबेटीले?
1: किचकिच मात्रै गरे भए त हुन्थ्यो नि, तर भेट्न चाहिँ भेट्छ कुन दिन घरबेटीले मजाले मेरो।
0: भनेपछि आज पनि थर्काकी के हो बुढाले?
1: पुरै झगडै गर्न थालेको थियो साला तोरी बुढो।
0: अब दाईले पनि उसको छोरीलाई जिस्काइदिनु भयो होला।
1: उसको छोरीको कुरा होइन के यार, तैँले मेरो सानो बाको छोरालाई त चिन्छस् नि।
0: सानो बुबाको छोरा भनेपछि?
1: मसँग हुन्छ नि त्यो दिनेश भन्ने केटो क्या, चिन्दैनस्?
0: त्यो मोटु दिनेश पसलवाला काकाको छोरा भने होइन?
1: त्यही मैले अस्ति फोटो खिच्न भनेर त्यसको क्यामरा मागेर ल्याएको थिएँ, आज फेरि बहिनीले घुम्न जान लाछौँ भनेर क्यामरा लिन आएको थिएँ।
0: अनि के भयो त?
1: के भयो भयो नि, त्यो घरबेटी तोरी आएर सधैँ यसरी केटी लिएर आउने मेरो घरलाई के सम्झेको छ अरे?
0: अनि
1: होइन बुवा, यो मेरो सानीमाको छोरी हो, मेरो बहिनी हो भन्दैछु, बुढो झन् जोसिन्छ यार।
0: लास्टै भएछ त,
1: कहिले साथी बनाएछ कहिले बहिनी बनाएछ, मेरो घरमा यस्तो चल्दैन पो भन्छ त यार। मलाई त त्यही क्यामराले र न न न गरिदिउँ कि जस्तो लागिरहेको थियो।
0: तपाईँको त पुरै इन्टरनेसनल बिल्ला गर्दैछ त बुढाले। त्यो बहिनीले के भन्यो त अनि?
1: के भन्नु, बिचरी घोप्टो मन्टो पारेर सुनिरहे, अनि गए पनि नभनी गए यार। साला तोरी बुढोले गर्नु गर्यो नि आज।
0: दाई पनि अरू बेला मौका मिल्यो कि कोठामै मैयाहरू ल्याइदिने, अनि त्यही सम्झ्यो होला नि।
1: मेरो कोठामा चाहिँ के केटीहरू आउनै नहुने, कस्तो कुरा गर्छ यार। जेवानी मोडल हुँ यार, यसो साथी सर्कल त्यो त चलिहाल्छ नि।
2: कम अन यार,
0: के थाहा बुढाले यसो कुराकानी सुनेको थियो कि, अझ साउन्ड इफेक्ट सहित पो सुनेको थियो कि। के थाहा दाई, अब दाईको हबी भने नि जे भने नि कुरो त्यस्तै त्यस्तै हो क्या रे।
1: चुप्लाक, मोला कहिले काहीँ त भइहाल्छ नि, त्यसलाई हल्ला गर्दै हिँड्नुपर्छ त।
0: यति कुरामा त मेरो घरबेटी चाहिँ त्यो त्यही हुने यार, यिनलाई घरबाट टाइममा दिनु पऱ्यो बस, अरू केही मतलबै छैन। कोही आओस् कि नआओस् कि, हाँसोस् कि रोस् कि चिच्याओस् कि, एक किसिमले बिन्दास छन्।
1: बरु यसो गरौँ न, त मेरो रुममा बस, म यहाँ बस्छु नि हुन्न।
0: दाईको कुरा नि ठिकै हुन त, तर त्यसो नगरौँ होला दाई, आफ्नो त बाउले खोजिदिएको कोठा हो यो।
1: किन, त पनि यसो सेटिङ मिलाइरहेछस् कि के हो?
0: ए मसँग को छ र सेटिङ मिलाउनलाई, अब त उयो सम्झिने बस्ने।
1: तर त पनि लास्टै गुवाच्छस् यार।
0: किन र दाई?
1: हुन्छ नि यार, मुनु शर्मा पुरै फिदा छ क्यारे, घरबेटी यस्तो देउता छ, यस्तो राम्रो सेटिङ मिलाए बेला यसो हुन्छ नि, सँगै बस्ने बोलाउने दुःख सुखको कुरा गर्ने माया प्रेम।
0: भेट्ने त कुरै नगर हो यार दाई, उसले फोन गर्न त मान्दिन, भेट्दा फोन गर्दा बाउले थाहा पाउँछन् रे, उसँग त च्याटमा मात्रै पुरै भर्चल चलिरहेछ दाई, पीडा छ नि हो दाई पीडा।
1: बाबा कफनान, त कहाँसम्मको छस् पुरै थाहा छ मलाई, मेरो अगाडि साधु बन्न खोज्छ यार, मलाई त थाहै छैन जस्तो।
0: हो क्या दाई, मैले पनि भेटौँ भनेर फेरि कर पनि गरेँ होइन, होस्
1: त मुला पनि मुलै होस् के, त्यो पनि फोक्से।
0: किन र?
1: नभेट्ने भन्ने नि हुन्छ, बरु नमाने यसो कुरो मिलाएर भन्न, बिरामी जस्तो भएर बोलाए पनि हुन्छ।
0: झुट बोलेर
1: बोल्नु पऱ्यो नि सहज तरिकाले नभएपछि, कन्फिडेन्टली झुट बोल्नु पनि एउटा कला हो बुझिस आयुष। हेर आयुष, लाइफमा नि चान्स आएको बेला छोड्नुहुन्न, नत्र पछि पछुतो हुन्छ, उमेरमा नगरेको मस्ती कहिले गर्ने भन् त मलाई।

0: रिपोर्ट ल्याउनु पनि कति ओभिड गऱ्यो त,
1: कति लामो लाइन रहेछ, उभिँदा उभिँदै। अनि खै त डाक्टर
0: उता वार्डमा जानुभएको छ, एकछिनमा आउनुहुन्छ अरे।
1: यहाँको काम गरेको तालमाल देख्दा पनि के भन्नु र, जता पनि कुर्नै पर्ने, झन् चाँडै निस्कौँ भनेको।
0: अब त समय नलाग्ला नि, यही रिपोर्ट देखाउन बाँकी त हुने उत्सव।
1: रिपोर्ट देखाउन त पहिले डाक्टर पनि आउनु पर्यो होला नि।
0: कति रिसाएको क्या तिमी, अघि डाक्टरसँग पनि त्यस्तै व्यवहार देखायो।
1: अनि सबै कुरा उनीहरूलाई मात्रै थाहा भए जस्तो गर्छन् त बा, हामीलाई त केही नै थाहा नभए जस्तो।
0: डाक्टरले नहुने कुरा गरेकै थिएन नि।
1: त्यही त, तिमीलाई त सबै ठिक लाग्ने भइहाल्यो नि, आखिर तिम्रै सपोर्टमा कुरा गरिरहेको थियो अरे डाक्टरले।
0: कस्तो कुरा गर्छौ के तिमी, मेरो ठाउँमा तिमी भा भयो बुझ्थ्यौ यस्तो कुरा।
1: हुन्छ नि त, अब म रमा बन्देउला, तिमी उत्सव बन, हुँदैन।
0: खासमा तिमीलाई यहाँ आउनु परेर रिस उठ्या हो, आउने बेला पनि त्यस्तै गयो।
1: यस्तै हुन्छ भनेर हो म आउन नखोजेको पनि, आखिर म आएर पनि हुने केही होइन। बुढा आमासँग आएको भए तिमीलाई पनि सजिलो हुन्थ्यो, मेरो पनि उता काम बन्थ्यो।
0: मलाई तिमीसँग आउन मन लागेको थियो नि त, पहिला सन्देश पाउने बेलामा पनि तिमी थिएनौ, त्यसैले तिमीले पनि केही कुरा थाहा पाउँछौ कि भनेर हो कि।
1: होइन, अब यस्ता कुरा मैले थाहा पाएर के हुन र, मैले बच्चा जन्माउने होइन कि अरे, पाउने तिमीले नै हो। यो महिलाहरूको सरकारको कुरामा मैले किन बुझ्ने हो फेरि,
0: कस्तो कुरा गर्छौ के तिमी। अब
2: तपाईँको रिपोर्टहरू आयो?
1: आयो, ए यहाँ छ।
2: मैले टेस्ट गर्न भनेको सबैको रिपोर्ट छ नि?
0: हजुर, सबै छ।
2: रिपोर्टमा अरू त ठिक रहेछ, तर हेमोग्लोबिनको मात्र अलिक कम देखिएको छ, त्यसैले तपाईँलाई कमजोर थकित फिल भएको हो, चक्कर आएको हो। त्यसको लागि तपाईँले चाहिने खानाहरू प्रशस्त मात्रामा खानु भएन कि क्या हो?
0: खान त खाएकै छु, त्यस्तो नरोचेको पनि छैन डाक्टर साहब।
2: खाना खाएर मात्रै हुँदैन नि, गर्भावस्थामा साबिकको भन्दा धेरै र पोसिलो खानेकुराहरू खानुपर्छ। तपाईँले खाएको खाना तपाईँ र बच्चा दुवैको लागि हो भन्ने कुरा तपाईँहरूले बुझ्नु पर्यो।
0: हजुर डाक्टर साहब।
2: हरेक बार खाना चार भन्ने सुन्नु भएको छ नि?
1: खै मैले त सुनेको छैन डाक्टर साहब, के हो त्यो भनेको?
2: यस्तो अवस्थामा अन्न, गेडागुडी, फलफुल अनि पशुजन्य खानेकुरालाई दैनिक खानामा समावेश गराउनु पर्छ भन्न खोज्या हो।
1: सबै कुरा सधैँ त भान्सामा पाक्नु पनि पर्यो नि डाक्टर साहब।
2: त्यही भएर त तपाईँले ध्यान दिन पर्यो भनेको। अनि जब पनि गर्नुहुन्छ तपाईँ?
0: गर्छु डाक्टर साहब।
2: काममा कतिको प्रेसर छ?
0: त्यस्तो छैन।
2: धेरै कुराहरू त मैले अघि पनि भनिसके, त्यही हो, यस्तो बेलामा तनाव लिनु भएन, आराम धेरै गर्नु पर्यो, घरका सदस्यले पनि ख्याल गर्नु पर्यो।
1: अब आमा पनि रोगी हुनुहुन्छ, मेरो पनि बिजनेस त त्यही त हो नि।
2: त्यसो भनेर हुँदैन है, यस्तो बेलामा श्रीमानको अझ बढी साथ चाहिन्छ। गर्भवती अवस्थामा गरुङ भारीहरू उचाल्नु हुँदैन, अप्ठ्यारो कामहरू नगर्ने, राम्रा कुराहरू गर्ने सुन्ने गर्नुपर्छ, बुझ्नुभयो नि?
0: हजुर डाक्टर साहब।
1: अब हामीले के गर्नुपर्छ त डाक्टर साहब?
2: गर्भ रहेको चौथो, छैटौँ, आठौँ र नवौँ महिनामा कम्तीमा चार पटक चेकअप गराउनु पर्छ। पहिलो पटक नै जचाउनलाई ढिला गर्नुभयो, अब चाहिँ यस्तो नगर्नु होला।
0: आउला भन्दा पनि यत्तिकै भयो डाक्टर साहब।
2: यस्तो हेल्थ चेकलाई गर्न भएन नि, यस्तो गर्नुभयो भने बच्चालाई पनि समस्या देखिन सक्छ। अर्को कुरा, जुनसुकै बेला कुनै समस्या आएमा तुरुन्तै आउनु होला।
1: अब हामी जाँदा हुन्छ डाक्टर साहब, अहिले हतार थियो।
2: हुन्छ, मैले केही औषधि लेखिदिएको छु, यो चाहिँ नियमित खानु होला।
0: हुन्छ, हस् डाक्टर साहब।
2: तपाईँलाई एउटा कुरा भन्छु, माइन्ड नगर्नु होला ल।
1: के कुरा?
2: अघिदेखि तपाईँलाई याद गरिरहेको छु, तपाईँ मेरो कुराहरूलाई खासै वास्ता गरिरहनु भएको छैन। तपाईँ श्रीमती गर्भवती भएकोमा ह्याप्पी हुनुहुन्न हो?
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, उत्सवले शुरू गरेको व्यापार के हो? यसको सही उत्तर हो ढावा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा, दार्चुलाबाट तारा सिंह महर, झापाबाट विवेक खत्री र कञ्चनपुरबाट फुलमाया बोहरा विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ? प्रश्न फेरि एकपटक, बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ।
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 95।
2: तिमी पानी पिउने हो विवेक?
3: हालिदेऊ न पानी पिउनलाई, के होला र?
2: आज त खोकिरा छौ त, सन्चो छैन कि क्या हो तिमीलाई?
3: होइन, हल्का पिरो परेछ कि, त्यही भएर।
2: ए, पानी पिउन, ठिक भइहाल्छ।
3: तिमी अरू के खाने हो?
2: मलाई अब यहाँ मोमो सिद्धाउनै गाह्रो भइरहेछ, अब त केही नखाने। तिमी खाने भए खाऊ न।
3: म पनि नखाने, अचेल मलाई खासै खाना डाइजेस्ट भइरहेको छैन, त्यही भएर होटेल सोटेलको बाहिरको खानेकुरा खानै छोडिदिइसक्यो भने।
2: कन्ट्रोल त मलाई देखाए बेला मात्र होला, बेलुका फेरि नभै नहुने होला, होइन?
3: होइन, अचेल त पुरै कन्ट्रोल गरिरहेको छु नि, त्यस्तो केही हुन्न अचेल।
2: ए हो, ल बधाई छ। अनि तिमीले मलाई गिफ्ट ल्याइदिनु भने खै त?
3: ओहो, गिफ्ट त भुसुक्कै बिर्सेछु यार।
2: बुझ्छौ,
3: रिसाको
2: केही रिसा छैन, अब अरूले भने भए उति बेलै आउँथ्यो होला, हाम्रो लागि भनेपछि त किन याद हुन्थ्यो?
3: ओहो, गिफ्ट भनेपछि यस्तो पो हुन्छ है?
2: अनि हुँदैन त,
3: त्यही पनि एकपटक तिम्रो ब्यागमा चेक गर नि त।
2: मेरो ब्यागमा? मैले गिफ्ट भनेको
3: त्यही त, ब्याग चेक गर न पहिला।
2: वाओ, स्मार्टफोन! ओ, थ्याङ्क यू सो मच विवेक।
3: स्वागतम, मन पर्यो?
2: दामी छ, तर तिमी कस्तो बदमास है?
3: किन
2: गिफ्ट ल्याइदिएर पनि ल्याइदिएन भन्ने के?
3: तिम्रो रियाक्सन हेर्न मन लागेर नि।
2: अनि कति बेला लाग्दैको मेरो ब्यागमा तिमीले?
3: अघि तिमी बाथरुम गएको बेला के?
2: कस्तो सरप्राइज मात्र दिन जानेको के, तर तिम्रो यस्तै बानी त मनपर्छ मलाई।
3: ए हो, अरू के के मनपर्छ नि तिमीलाई मेरो?
2: सबै कुरामा मन पर्दछ हो।
3: सबै भन्नाले?
2: स्टाइलिस छौ, माया पनि गर्न जानेको छौ, अनि अलिअलि गफ पनि लाउन जानेछौ तिमीले।
3: गफ दिएको त होइन नि?
2: होइन, ओपनली कुरा गर्छौ, त्यो पनि मलाई मनपर्छ।
3: हो र?
2: म आफू पनि त ओपन छु नि, त्यही भएर होला मलाई त्यस्तै मान्छे मनपर्छ।
3: मलाई पनि तिमी ओपन भएर कुरा गरेकै मनपर्छ के बिन्ता।
2: खासमा म तिमीलाई पहिलेदेखि मन पराउँथे नि विवेक, तिमीले कहिले नोटिस गरेका थियौ?
3: होइन होला, तिमीले मन पराउने भए मैले प्रपोज गर्नु पर्थ्यो त।
2: अनि छोरी मान्छेले आफै प्रपोज गर्नु त, अलिअलि त आफै पनि बुझ्नु पर्यो नि।
3: प्रपोजै नगरे पनि हल्का हिन्ट्स दिएको भए मलाई भइहाल्थ्यो नि।
2: दिन्थ्यो त, तिमीले मलाई भालै दिँदैनथ्यौ, तर तिम्रो त्यो सरला अनि त्यो मोडलको बारेमा सुन्दा यस्तो रिस उठ्थ्यो नि मलाई।
3: अनि मैले के गरेको थिएँ र? उनीहरू आफै रिलेसनमा बस्न खोज्नेलाई म के गर्नु? त्यसमा मेरो केही दोष थियो र? भन त
2: विवेक, पहिला जे जस्तो भयो नि अब त त्यस्तो हुन्न नि।
3: म त्यस्तो खालको केटा होइन कि विनिता।
2: अब चाहिँ कतै कसैसँग हिँडेको थाहा पाएँ भने नि मैले जाने छु फेरि।
3: के गर्छु?
2: के गर्छु भन्ने त त्यति बेलै थाहा होला, लगेर कोठामा हुल्दिन्छु।
3: ए, कसको कोठामा हुल्दिन्छौ त? आफ्नै कि अरूकोमा?
2: मेरो कोठामा हुल्दिन्छु नि, अरूकोमा किन हुल्दिउँ?
3: ए हो, त्यसो भए त जानी जानी भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्छ क्या? तिम्रो कोठामा जानलाई भए पनि एउटा गल्ती चाहिँ गर्नुपर्ने भयो।
2: तिमी मेरो कोठामा जानलाई नि केही गल्ती गर्नु पर्दैन, मलाई बस मिठो माया गरी पुग्छ।

0: के गरेको? यता नाली छ, काखमा नानी छ, कस्तो कच्याक्क पारेको होला। मान्छे झन्डै लडेन, छ्या।
1: म त लडिन, झ्यापै टेक्दिनँ मैले।
2: अरे शिव, जानी जानी कसैले लड्नु छ त भने? टक्क लाएर नयाँ बाइक छ, हात बानी परिसकेको छैन, अब अलिअलि घाँचो खोच्छ त भइहाल्छ नि भने चेचिहाल्नुपर्छ तिमीहरूलाई। ओहो, नयाँ बाइक?
1: हाम्रो बाबाको नयाँ बाइक हेर्नु त अङ्कल।
2: ए हो, ल बधाई छ है उत्सव रमा दुबईलाई, प्रगति त एकदम राम्रो भइरहेछ।
0: धन्यवाद दाई।
2: धन्यवाद दाई। अब प्रगति भन्दा पनि छोराको करले नक्किनी नहुने भएर हो जगतै।
3: छोराको कर कि बाउको आफ्नै रहर हो।
2: त्यस्तो हाँस्य होइन, अब साथीहरूले टक्क लाएर आफ्नो बाबासँग बाइकमा चढेर स्कुल जान्छन्, म मात्र हिँडेर भने गर्न थाल्यो, अनि त आफूलाई पनि अब दौड गरिनु पर्ने। हान्दे हो दाई। रमा, त्यो लड्डु निकाल त रमा।
3: लड्डु पनि छ?
0: हजुर।
4: आम्दानी 98,000 रुपियाँ। छोराले भन्यो भन्दैमा भोलि हवाई जहाज किन्न सक्छ
0: दाई, यी मिठाई।
3: ए धन्यवाद बहिनी। हेत्तेरिका, आँगनको झार पछि गोड्नु होला कि आन्टी, मिठाई खान आउनु न पहिला यता।
4: खान्न, तिमीहरू नै खाओ। त्यत्रो त्यत्रो पैसा भटभटेमा खर्च गर्नुभन्दा खुरुक्क ऋणतिरै हुन्थेन। मुखा लाउने मार छैन, नाइटोमा लाउने मुन्द्री। गफमा पत्का।
2: अरे कमसे कम आज एक दिन त अध्यार मुख नलाइदिनुहोस् आमा। बाइक किनेर आँगनमा पाइलट टेक्न पाएको छैन, गालीको वर्षा सुरु त भइसक्यो।
4: कसैलाई गाली गरेकी छैन मैले, के भनेदेखि देखा कुरा भन्दै आऊ।
2: देख्न त अब हिजो उत्सवका गोजीमा कौडी रुपियाँ नहुँदा पनि आमाका लागि गुनु ल्याइदिएको पनि देखेकै हुनुपर्ने हो। त्यति बेला त भयो छोरा, यो पैसा ऋण तिर्न काम लाग्ला भनेको सुनेन त।
3: फेरि सुरु भयो आमा छोराको
0: भयो उत्सव भयो कि नबाजु न आमासँग, बोल्नु दिऊ उहाँलाई। बाबु सन्देश, हिँड माथि, हामी माथि जाउँ।
3: पछिल्लो समयमा छ नि उत्सव, तिम्रो प्रगति देखेर एकदमै खुसी लाग्छ। ढाबाबाट पनि राम्रै आमदानी भइरहेछ, कुखुराबाट पनि राम्रै भइरहेको रहेछ, बच्चाहरूमा पनि राम्रै सुधार देखिरहेको छु मैले त।
2: धन्यवाद दाई। टक्क लाएर यो सबै कुरामा दाईको चाहिँ ठुलो योगदान छ है दाई। न त घरबाटै, त्यसमा पनि अभिभावकबाटै असहयोग भएको मान्छेलाई यतिका हुन गाह्रै हुन्छ नि दाई।
4: मेरो सहयोग नभइदिए कुन ठाउँमा भाँडा माझ्दै हुन्थे? ठुला कुरा नगर, आमा हो, आमाको मानमनी त राख्न सिक।
2: आमाले पनि आमा हो भन्ने बाटो राख्दै हुन्थ्यो नि त, जति बेला पनि खेदो पाइलो खन्डिरहने किन त।
3: भयो भयो उत्सव भयो, नगराउ के। अब उहाँलाई आफ्नो बुझाइ नै सही हो भन्ने लाग्नु स्वाभाविक हो के उत्सव। अब तिमीले सही र गलत छुट्याएर अघि बढ्ने हो, अब बढी नै रहेछौ। सही निर्णय लिइरहेछौ र त सही नतिजा पाइरहेछौ नि।
2: धन्यवाद दाई।
3: बरु सुन न, भोलि त्यो बाउ समूहको बारेमा एउटा बैठक गर्नु थियो पालिकाको अध्यक्षसँग।
2: ए
3: अब तिमी पनि भइदिए मलाई कुरा गर्न एकदम सजिलो हुन्थ्यो।
2: भोलि नै? भोलि नै त म अलि भ्याउन होला हौ दाई।
3: ए हो र, तिम्रो त्यस्तो खासै इमर्जेन्सी होइन भने क्यान्सल गरे हुँदैन र भने।
4: बल्ल तल ग्रह दशा पूजा गरिदिने एकजना जान्नेसँग पालो पाइएछ, भोलि त हुन्न है जगत बाबु।
2: होइन, के को ग्रह दशा पूजा हो फेरि? को जान्ने हो कति पटक जाने ग्रह पूजा गर्न? भ्याउँदिनमा, भोलि मेरो अरू नै काम छ।
4: होइन, यो केटाको होस सुधी सबै हरायो कि के हो? अस्ति मैले तसँग भनी ओरी त्यो जान्नेलाई पूजाको लागि 5,000 बहिना पनि दिइसके। यी अस्तिको भन्दा पनि ठुला जान्ने हुन्, काला जादु समेत फुकाउन सक्ने।
2: काला जादु होस् कि सेता जादु, म र रमा त भोलि अन्त्यतिर जानु छ। अब उसै पनि मैले तपाईँलाई कहिले ग्रह पूर्ण जान्छु भनेको छु र, अब भ्याइ जाउँला भने मात्र न हो, भ्याएन त मैले के गर्ने?
4: अरू कुरा थाहा छैन, भोलि मसँग गइनस् भने 5,000 हर्जाना सहित 10,000 तिर्नुपर्छ तैले, बुझिस्?
2: आमाका कुरा सुन्दा पनि उत्सव। हजुर दाई,
3: यो शान्तिनु कुराले अन्टीको मती फिर्ता होला जस्तो मानिनँ है मैले। अचेल त झन्झन कडा हुँदै जान थाल्नु भएको छ त यो अन्धविश्वासको कुरामा।
2: खै दाई, ऊ त्यहाँ धारा पर्थ्यो र, तेल दलेको, अङ्गार दलेको, कपाल बेरेको एउटा ढुङ्गे नै भेटेको थिएँ मैले। यो घरमा छोडी सुख पाउला जस्तो छैन मैले।

0: के गर्नु भयो तपाईँले?
1: के गरेँ र?
2: मैले तपाईँलाई बारी नखन्नु भने होइन।
1: ए नकरा न प्रेम कुमारी, यति खन्दैमा त के नै होला र?
2: त्यही त, अस्ति त्यस्तै भनेर दाउरा चिर्दा दम बढेर कति गाह्रो भएको थियो भन्नु त। छोडिदिनु म गर्छु, तपाईँ बरु खाने ठाउँमा कोदो छर्नु।
1: आफू चाहिँ कति नबलियो भयो कि जस्तै, अलिकति काम गर्न हुन्न, रातभरि अया अया भनेर सुत्न दिन्न।
2: अस्ति त्यस्तै भनेर दाउरा चिर्दा दम बढेर कति गाह्रो भएको थियो भन्नु त। छोडिदिनु म गर्छु, तपाईँ बरु खाने ठाउँमा कोदो छर्नु।
1: आफू चाहिँ कति नबलियो भयो कि जस्तै, अलिकति काम गर्न हुन्न, रातभरि अया अया भनेर सुत्न दिन्न।
2: जे भने पनि तपाईँभन्दा त बलियो नै छु है, उमेरमा पनि तपाईँभन्दा सानै छु तपाईँ पो।
1: ए तैँले मलाई बुढो भन्न खोजे कि?
2: बुढो नभए तरुनु त, 55 काट्न लागि सक्नु हो।
1: उमेरले बुढो भए पनि मनले त अझै जवानै छु बुझिस्, उस्तै परे तँ भन्दा राम्री अर्की भित्राइदिन सक्छु।
2: ल ल भो, बढी कुरा गर्नु पर्दैन, तपाईँको भाग्य राम्रो रहेछ र पो मलाई पाउनु भयो, नत्र अनुहार त तपाईँको कसैले पत्याउने खालको छैन है।
1: के भएको छ र मेरो अनुहारलाई? उमेरमा सबैले चेत्रात भुवन केसी जस्तै छ भन्थे। हेर न पत्याउँदिन पक, हो कि होइन अहिले थाहा पाउलिस। डागी सर।
3: हजुर चेत्रात दाई,
1: एकपटक यता आउनु त।
3: मुख्य कुरो नमस्कार गरे है दाई भाउजू।
1: नमस्कार सर। नमस्कार। ल सर एउटा कुरा भनिदिनु पर्यो।
3: के कुरा होला?
1: म उमेरमा कस्तो थिएँ भनिदिनुहोस् त सर। सबैले मलाई भुवन केसी जस्तो भन्थे भने पत्याउने नै होइन बा।
3: अब त्यो कुरा त मलाई भन्दा बढी भाउजूलाई नै थाहा होला नि, मुख्य कुरा होइन त भाउजू?
2: मैले पनि त्यही त भने नि सर, अब भर्खर भर्खर चिनिया मान्छे हो र, बिहे गरेकै 32-33 वर्ष भइसक्यो।
1: अब तँलाई के थाहा?
2: यो बुढो के नचाहिने कुरा गरेर पैसा होला खुरुक्क काम नगरेर। बरु म खान्छु, तपाईँ कोदो छर्दै आउनु।
3: दाई भाउजूको जोडी चाहिँ मान्नै पर्छ है।

0: मुख्य कुरो काम र झगडा दुबै बाँडी छुडी गर्ने।
1: अब यसलाई मसँग झगडा नगरी खाकै पर्दैनछ, होइन प्रेम कुमारी? साँच्ची डाङ्गी सर कता पो जाँदै हुनुहुन्थ्यो कुन्नी, मैले यत्तिकै अल्मलाई दिएँ।
0: होइन, त्यही तल्लो गाउँसम्म जाउँ भनेर। त्यहाँको एकजना विद्यार्थी फेरि स्कुल आउन खोज्दैछिन्, यसैका लागि उसको बुवा आमासँग कुरा गरौँ भनेर।
1: को सर?
0: फडिन्द्र छैनन्? हो, तिनैकी छोरी।
1: ए, त्यसको त बिए भइसकेको थियो होइन र सर?
0: बिए गरेर पोई खाडीतिर लागेछ, घर खान गाह्रो भयो भनेर माइत आएर बसेकी छे बिचारी। केटकेटी मान्छे आफूभन्दा ठुलो जिम्मेवारी कसरी उठाओ?
2: त्यही त,
0: अहिले फेरि पढ्छु भन्दैछ, अब आमा बाउ चाहिँ मानेर हिँड्छन्, अब एकचोटि आएर सम्झाइदिनु न सर भन्दै थिए, त्यही भएर यसो जान्ला। एउटा कुरा थाहा छ तपाईँहरूलाई?
1: के कुरा सर?
0: स्कुल पढ्दा पढ्दै बिचैमा विभिन्न कारणले छोडेका तिनजना विद्यार्थी पनि फेरि पढ्छ भनेर आएका छन् नि।
1: हो र सर?
0: यो सबै किन भयो थाहा छ तपाईँहरूलाई?
2: अब हामी त के जान्नु र सर?
0: यो सबै कुसुमको कारणले भएको,
1: हाम्री कान्छीको कारणले।
0: हो त।
2: होइन, के भन्नुभएको तपाईँले? मैले त कुरो बुझिनँ है।
0: मुख्य कुरो कुसुमले अरूको कुरा नसुनी आफ्नो पढ्ने इच्छालाई नत्यागी जुन आँट गरी त्यो देखेर पनि हो। ल दाई बाउ, कुसुमको यो आँटलाई चाहिँ मान्नै पर्छ, एक पटक बाटो बिराए पनि आफ्नो भविष्य बिग्रिन दिन।
1: हामीलाई त कुसुमले असाध्यै ठुलो गल्ती गरी, हरिशसँग बिहे गर्न नमानेर आफ्नै खुट्टामा बन्चरोले हानि भन्ने लागेको थियो। त्यसो भए सर, कुसुमले जे गरिरहेको छ सही नै गरिरहेको छ त।
3: नमस्कार, मनिषा बुधवार दैलेखबाट। मलाई यो कार्यक्रम सुन्नु एकदमै मनपर्छ। यो कार्यक्रम सुन्दा 2 वर्ष भयो। नाटकमा सबैभन्दा धेरै मनपर्ने पात्र कुसुम जगत र सौगात हुन्। कुसुमको नाटक सुन्न र बुझ्नलाई सरल र सहज स्थानीय भाषा र नेपाली भाषाको मिश्रण गरेको पाइन्छ। सानै उमेर विवाह गर्नु हुँदैन, पढ्नुपर्छ, लेख्नुपर्छ भनेर यस कथाको सन्देश दिन खोजिएको छ। जगतको विचारमा समाजको झगडाले होइन, मेलमिलापले आदर्श सुन्दर बन्छ भन्ने धारणा रहेको छ। यस कथा जनचेतनामूलक कथा रहेको छ। यस त्यसैले यो कार्यक्रमलाई अझै धेरै समय दिनुहोला।
4: गत हप्ता सोधिएको प्रश्न थियो, यौन दुर्व्यवहारको बारेमा चुप लागेर बस्नु सही हो कि गलत? यसको सही उत्तर हो गलत। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट अविनाश राणा, स्याङ्जाबाट राजु नेपाली, बाजुराबाट दीपशिखा शाह र मोरङबाट उर्मिला राजवंशी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न पुनः एकपटक, प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 90।
2: ओइ कान्छी, के गरे यस्तो?
3: हजुर, के गरेर मैले?
2: हेर त, सबै हिलो छिट्यो। अलि बिस्तारै गर।
3: बिस्तारै गरेर जाँदैन कि त, हेर न कस्तो फोहोर छ।
2: फोहोर त हुने भइगयो नि। मैले गोठमा धेरै समय दिन पाएको छैन। कहिले मासकोट जाऊ, कहिले कता जाऊ, भ्याइ नभ्याइ छ।
3: अनि तपाईँ नभएको बेला नेता दाइले गर्नुहुन्न?
2: गरिहाल्छ नि तिमीले।
3: गरे जस्तो गर्छन् भन्नु न बरु।
2: त्यही भएर त मारेन।
3: हेर्नु नि दाई, नेतो दाई गोठमा बस्नै खोज्नुहुन्न आजकल। हिजो पनि हाम्रो स्कुल अगाडिको चिया पसलमा हुनुहुन्थ्यो।
2: त्यस्तै हुन्थ्यो नि। साँच्ची तेरो पढाइ कस्तो चल्दैछ कान्छी?
3: राम्रो हुँदैछ दाई। कोर्स कति गइसकेको रहेछ हेर्नु, कभर गर्न अलिक गाह्रो भने।
2: त्यसो भनेर कहाँ भएर, मेहनत गर्नुपर्छ है।
3: मेहनत त गरिरहेको छु दाई। तपाईँलाई थाहा छ दाई, मलाई डागी सरले कस्तो हेल्प गरिरहनु भएको छ नि।
2: ए हो र?
3: मैले त सोचेको पनि थिइनँ डागी सरले मलाई त्यस्तो सपोर्ट गर्नुहुन्छ भनेर।
2: हो,
3: अहिले त हेर्नु, कसैले मलाई केही नराम्रो गर्यो भने पनि सरले गाली गरिदिनुहुन्छ। सरको डरले गर्दा कसैले मलाई केही पनि भन्न सक्दैन आजकल।
2: अघि बसी भन्दा छिटो आउनुभयो नि दाई।
4: आज अलिक छिटो निस्क्यौँ कि भनेर।
2: किन दाई?
4: एउटा सानो काम थियो त्यसैले।
2: कान्छे बाख्राले घाँसल त? कस्तो काम दाई?
4: एउटा सानो काम छ घर जाँदाको
2: लेनदेनको हिसाब किताब गर्नु छ क्या हो दाई?
4: होइन होइन, के पैसाको कारोबार हुनु। आमाको औषधि सकिएको छ, त्यही लिन जाउँ कि भनेर।
5: सौगात दाई, ठुली खैरी त छैन नि त, बेच्नु भएको हो? कहाँ गयो त
2: खै? नेत्र दाईलाई थाहा छ कि?
4: मलाई राम्रोसँग हेर्न, त्यतै छ होला त्यहाँ।
5: हेरिसके,
3: सबै धेरै हेरिसके, कहीँ छैन त।
4: अब यत्र बाख्राको भिडमा तैँले एकैछिनमा खोजिस् त।
3: त्यसको घाटीको कालो टाटो छ के, टाढैबाट चिनिन्छ। हेर्नु त, त्यहाँ त्यस्तो बाख्रै छैन त्यहाँ।
2: ठुली खैरीलाई आज चराउन लग्नु भएको थियो कि थिएन नेत्र दाई?
4: लानु त सबैलाई लगे भनेरै लगे हो, त्यो पनि सँगै हुनु पर्ने जस्तो त लाग्छ है।
2: कि त्यसलाई पनि चितुवा लग
4: हो कि क्या त? तिनीहरूलाई छोडेर म पाखातिर घाँस काट्न थालेँ, खै लग्यो कि।
2: यसो विचार गर्नुपर्छ नि दाई, चराउन लग्दा मात्रै सातवटा बाख्रा हराइसक्यो, यसरी कसरी हुन्छ खै?
4: अब जङ्गलको छेउमा चराउन लानु छ, चितुवाले झम्टिहाल्छ कि चराउनै नलाउनु पर्यो।
2: चराउनु त अरूहरूको पनि लान्छन्, चितुवाले हाम्रो बाख्रा मात्रै लान्छ? होइन, चितुवाले हाम्रो बाख्रा मात्र मनपर्दो रहेछ कि क्या हो कान्छी?
3: खै मलाई के थाहा।
2: एउटा कुरो मैले बुझिनँ नेत्र दाई, चितुवाले हाम्रै बाख्रा हो भनेर कसरी छुट्याउँदो रहेछ? त्यहाँ अरूले पनि बाख्रा चराएका हुन्छन्, उनीहरूको लग्दैन त।
4: अब त्यो कुरा चाहिँ त चितुवालाई नै गएर सोध्छौ गा। मैले जानी जानी हाम्रो बाख्रा खा भनेर त्यसको मुखमा लगेर हालिदिए त छैन।
2: चितुवाको मुखमा नहालिदिए पनि तल्लो गाउँको सानो कान्छाको मुखमा हालिदिनु भयो कि?
4: सानो कान्छो के भन्छ यो?
2: मैले तपाईँको सबै कुरा थाहा पाइसकेँ दाई।
4: के कुरा?
2: केही तपाईँ र सानो कान्छाको बाख्राको लेनदेनको कुरा।
4: के रे?
2: तपाईँलाई व्यापारमा इन्ट्रेस्ट रहेछ दाई, मैले तपाईँलाई जागिरमा राखेँ। यसो गर्नुहोस्, तपाईँ व्यापार नै गर्नुहोस्।
4: के भन्छ यो?
2: मैले तपाईँलाई इमान्दार हुनुहुन्छ भनेर विश्वास गरेका थिएँ दाई, तर तपाईँले नै बदमासी गर्नुभयो। अब म तपाईँलाई विश्वास गर्न सक्दिनँ। तपाईँ भोलिदेखि काममा नआउनुभयो हुन्छ दाई, तपाईँको हिसाब किताब त्यही बाख्रामै सकिसक्यो।
6: यो किसान कहाँ गएछ यति बेलासम्म? आउँदैन त यहाँ, मान्छेलाई तल तल लगाइसक्यो। फोन गर्दा आइस, किसानलाई फोन गरेर त्यो विवेक दाइले भनेको चिज लिएर छिटो मुल्टी भन्। अरे गर न,
7: त्यसलाई त टाइम लाग्छ रे हो। त्यसको उहाँ दिदी भिनाजु आछन् रे, अघि आफै फोन गरेको थियो।
6: कस्तो स्याल रहेछ यार। अनि त्यो दिदी बिना भने चाहिँ को फेरि, सरलाको बुढाबुढी?
7: त्यही तपाईँकै एक्स हो अलि, अझ डेन्जर एक्स भनौँ न।
6: उहाँ यार, केटी चाहिँ लास्टै डेन्जर हो। मैले केटीहरूको यति धेरै सङ्गत गरेँ, तर सरलाई जस्तो डेन्जर केटी चाहिँ अहिलेसम्म देखाएको छैन ल।
7: अनि तपाईँहरूको त फेरि अस्ति पनि परे रहे त है?
6: कोसँग? सरलासँग।
7: त्यस्तै सुने थियो त, खास के हो भन्नु त?
6: केही भए होइन, त्यति साह्रो म पार्कमा बसिरहेको थियौँ, अनि सरला र उसको साथीहरू पनि त्यहीँ आएको रहेछन् फेरि। अनि रितिसालाई बोलाएर के हो के भा हो र सोध्दै रहेछ।
7: कुराकानी मात्रै?
6: अँ, अरू के हुनु त?
7: मैले त अर्कै सुनेको थिएँ त।
6: के सुनेको थिएँ सर?
7: तपाईँहरू पार्कमा हुँदै गर्दा सरलाले रितिसालाई बोलाएर उता लगेको रे होइन?
6: अनि मैले पनि त्यही त भनिरहेको छु नि। अनि के भनिरहेको छु त? अनि
7: पख्नु न, म भन्दैछु
6: के।
7: अनि सरला र रितिसा बिच कुरा भइसकेपछि रितिसाल त आएर तपाईँलाई त तेरो असली रूप बल्ल थाहा पाए भन्दै मुखमा थुक्दैन हिँड्दै गएर त
6: कुराहरू पुरै आवागफ दिन्छन् यार।
7: आवागफ नभन्नु न, यहाँ लाइभ देखा मान्छेले भनेछ मलाई।
6: त्यस्तो वायात गफ दिएछ फेरि कुन्चाइले। छाड्दे अब यस्तो कुरा, अब उसको पनि बिहे नै हुने भइसकेछ, पुरै सक्यो नि।
7: पुरै सक्यो होइन, सरलाले तपाईँलाई अझै छोड्नेवाला छैन।
6: अब त म पनि के हेरिराखौँ लाएर।
7: तपाईँले विवेक दाई आहा के गर्न सक्नुहुन्न, महिना दिन हुन थालिसक्यो, राम्रोसँग हिँड्न त सक्नु भएको छैन।
6: चुप लाग मला, मेरो खुट्टा के जहिले यस्तै होला र, एक दिन त सन्चो होला नि।
7: खै तपाईँको खुट्टा अब ठिक होला जस्तो छैन, चोट झन् ठिक होला भनेको त झन् ठुलो भए जस्तो देख्छु।
6: बिस्तारै निको होला नि।
7: कि तपाईँलाई सुगर लागेछ र हौ?
6: फेरि जान्ने पल्ट्यो, मान्छेलाई यस्तो टेन्सन छ जिस्काउँछ यार।
7: किन जिस्किनु, सही कुरा त गरेछ नि।
6: यो उमेरमा सुगर लाग्छ त अनि, आजै सुगर लाग्यो भने बिहेपछि के गर्नु यार मैले?
7: हेर्दै बस्दै गर्ने।
6: तैँले त्यही भन्छस् भन्ने चाहिँ लागिरहेको थियो मलाई, तर मैले पहिले नै चेकअप गराइसकेको छु कि, यो सुगर सुगर केही छैन, डाक्टरले सब ठिक छ भनेको छ।
7: सुगर छैन भने किन तपाईँको घाउ निको हुँदैन त? कि तपाईँलाई अरू नि केही भएको र?
6: कस्तो अरू केही?
7: तपाईँको वेट पनि कति रे? 7 कि 9 केजी घट्यो भन्नुभयो अरे।
6: अँ, 9 केजी घटेको। किन?
7: यो सबै हेर्दा तपाईँलाई अर्कै रोगले सताएको हुनसक्छ है, खासै राम्रो लक्षण त देखेको छैन मैले।
6: के लक्षण हो फेरि? मला अचेल दाई जिम नगएर हो क्या, जिम गएर डाइट साइट पेल्न थालेपछि हेरेस् कति बढ्दो रहेछ।
7: खै मलाई त शङ्कै लागेछ।
6: मलाई त तैँले अहिलेसम्म शङ्का बाहेक के नै अरू गर्न जानिस् र? चिन्ता नगर, जिम जोइन गरेपछि तेरो सबै शङ्का चैट हुन्छ।
7: चैट हुन्छ कि मैले भने कुरा ठिकै रहेछ आफै थाहा पाउनुहुन्छ।
6: के ठिक हुने भन्छ यो? के भन् त?
7: तपाईँलाई एउटा कुरा याद छ?
6: सबै याद छ, के भन्न।
7: एकपटक मलाई चिलाउने रोग भए बेला डक्टरले मेरो एचआइभी पनि चेक गरेको कुरा भनेको थिएँ त।
6: अँ भने थिस्, अब के भयो त?
7: मैले त्यसै बेला याद गरेको थिएँ कस्तो कस्तो कन्डिसनमा एचआइभी टेस्ट गर्दा रहेछन् भन्ने कुरा।
6: अनि के भयो त, तैँले मलाई के एचआइभी लाग्यो भन्न खोजा?
7: नभएको पनि हुनसक्छ, तर एकपटक चेक गरा के भयो त? तपाईँ त झन् पहिल्यैदेखि मस्ती गर्दै हिँड्नु भए, अनि लक्षण पनि उस्तै छन्।

0: नानी यता यता यता यता छोरी
1: सुन्नु है बाबा, मेरो गाडी आउँदैछ।
0: त्यो गाडी खेल्ने ठाउँ त आँगन हो कि खासमा? ओए सन्देश, टक्क लाएर मैले बनाएको गाडीलाई तैँले मेरो गाडी भन्ने?
1: माथिको माथि हजुरले बनाएको यो टायर मैले फेरिसकेँ।
0: लो, अनि किन फेरेको त पाङ्रा? टक्क लाएर त्यही काठकै पाङ्रा गुडिरहेको थियो त।
1: त्यो काठको पाङ्रा थियो कि, अनि मैले रबरको हालेको नि, कति सजिलो कुद्छ अब।
0: ए ल ल ल, गजब भएछ। तर अलि उतै परे खेल है बाबु, यहाँ बैला लाग्न सक्छ। गाडीको पाङ्रोले बैला चोट लायो भने त घाउ हुन्छ नि फेरि। अनि त्यो पाङ्रो बनाएको चप्पल चाहिँ कहाँ भेटाइस् नि तैँले?
1: घरमै थियो।
0: घरमै? अनि तैँले आफैले बनाएको हो?
1: हो, मैले बनाएको। काठको पाङ्रा बनाउनु भन्दा चप्पल पाङ्रा बनाउनु कति सजिलो भयो।
0: स्याबास छोरो, जे भयो नि मेरो छोरो क्रिएटिभ हुँदैछ अब। टक्क लाएर
2: यसका हात फेदैदेखि बाँचे पनि हुने के भन्नु अरे।
0: होइन, घाम डाँडामा बस्ने बेला कसलाई हो यसरी सराप्ने फेरि?
2: कसलाई हुनु नि, मेरा दुईवटै चप्पल काटकुट पारिदिने न हो सरापेको मैले।
0: होइन, दुईवटै चप्पल काटिदियो अरे, कुन चाहिँ चप्पल हो?
2: ए, कति जोर चप्पल किन्ने छ सर तैँले के भनेदेखि? यही एक जोर चप्पल त छ नि, हात्ती चाप यी हेर त यता।
0: लौ मार्यो, दुई दुईवटा चप्पल बिच बिचबाट काटेर भन्न पो पार्दैछ त। ए सन्देश, त तेरो गाडी लिएर तल आँगनमा खेल्न जाता बाबु, छिटो जा।
2: पक पक, यसले त काटेन कतै मेरो चप्पल के भनेदेखि? ए सन्देश, गाडीको पाङ्रो केले बनाएछ भन् त?
1: केले नै होइन।
2: ऊ ल हेर, भन्दैन छु, यही साई दिवाले पो काटेर मरेछ त मेरो चप्पल। पख तँलाई, अहिले फर्केर यही माथि त आउलास् नि के भनेदेखि? मैले जानेछु तँलाई के गर्नु।
0: भइगयो नि त आमा, भइगयो, अब काट्नु काटिहाल्यो, अब रिसाएर के काम?
2: नरिसाएर के आरती उतारौँ त तेरो छोरोको? बदमास त थियो थियो के भनेदेखि, अब त झन् बाउको साथ पाएपछि डाकाकै सरदार हुने भयो अब।
0: नरिसाउन न आमा, टक्क लाएर एक जोर चप्पल मै किनिदिउँला नि बरु तपाईँलाई।
2: बरु रे, अनि तेरो छोरोले काटेको चप्पल तैँले नै उकिन्ने के भनिदिनु? अरू को छ र मेरो यहाँ?
0: भइगयो नि त उसी बे, अब यो पटुको समय समय तिन बित्ता माथि किन उफ्रिरहनु भएको छ अब?
2: नउफ्रिएर के गरौँ त के भनेदेखि? यस्तै बदमासी चुनिँदै चुनिँदै गएर एक दिन चाहिँ एक नम्बरको फटाल हुन्छ, अनि पछुताउनु भन्दा पहिले नै तह लगाऊ यसलाई।
0: तह लगाउने भने चाहिँ के हो कि आमा? फेरि जहिले यही भन्नुभएको छ, जहिले यही भन्नुभएको छ।
2: एकातिर देउताले दोख देखाएको देखाइछन्, तिम्रो पाठ पूजा त परको कुरा, छोई छिटो पनि बाँधिनौ कि भन्ने शङ्का छ मलाई।
0: यो के कुरा हो फेरि नयाँ फन्डा?
2: नयाँ होइन, पुरानै कुरा हो के भनेदेखि? मैले अस्ति छोई छिटोको कुरा गर्दा जगरसँग समेत मेरो झगडा परेछ। कुल धर्म संस्कार जस्तो कुरामा म चाहिँ चुप लागेर बस्दिनँ, कुल बिग्रियो त सन्तान बिग्रिन्छ।
0: के गर्ने भन्नुभएको छ र चुप लागेर नबसेर? टक्क लाएर कहिले बोको काट्छु कहिले पाठो काट्छु त भनिरहनु भएको छ नि जहिले।
2: मसँग ठटा नगराई उत्सव, आमा हुँ म तेरी, मैले भनेको मानेर त गर्दैनस् के भनेदेखि? बिस पल्ट भन्दा धेरै सम्झाइसके कसैले सुनेन, अब म आफै के गरी हुन्छ यसलाई तह लगाउँछु म।
0: होइन, के तह लगाउनुहुन्छ आमा तपाईँले? कसलाई तह लगाउनुहुन्छ? बच्चा बच्चीलाई कसरी सुधार्नु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल बुझ्दैछु, तपाईँले सन्देशलाई छोएर मात्र देखाउनुहोस् त।
3: नमस्कार, म अछामबाट उर्षा ढुङ्गाना। कार्यक्रम रोपेगुना फल मलाई एकदमै राम्रो लाग्छ, यो कार्यक्रम म सधैँ सुन्ने पनि गर्छु। म मात्र नभएर यो कार्यक्रम मेरा घरका सदस्यहरूले पनि सुन्छन् र मेरा साथीहरूले पनि सुन्ने गर्छन्। नाटकमा मलाई सबैभन्दा बढी मनपर्ने पात्र भने खुसबु र कुसुम। खुसबु हरेक कुरालाई एकदमै सकारात्मक दृष्टिकोणबाट हेर्छिन्, उनको पढाइदेखि लिएर क्रिकेट प्र्याक्टिस, घर परिवार र साथीसँगको व्यवहार पनि मलाई एकदमै राम्रो लाग्छ। कुसुमको जीवनीबाट चाहिँ हामीले सानै उमेरमा विवाह गर्दा पछि के कस्ता समस्याहरू भोग्नुपर्छ, विवाह गरिसकेपछि कुरा नमिल्दा फेरि घरमा आएर बस्दा समाजबाट कसरी अपहेलित भइन्छ, त्यस्तो गर्नु राम्रो हो कि होइन, यी थुप्रै कुराको जानकारी पाउन सकिन्छ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले सुरु गरेको छ? यसको सही उत्तर हो रंगमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्जना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। चुनावको मिति नजिकिएसँगै दल तथा उम्मेद्वारहरूले देशभर आक्रामक रूपमा प्रचार प्रसार अगाडि बढ़ाएका छन्। उम्मेद्वारहरूले भोट माग्न खेतबारी बनापाखा अहिले पुगिरहेका छन् भने आफूलाई भोट दिएर जिताएमा यसो गरिदिन्छौ उसो गरिदिन्छौ भन्दै आश्वासन पनि बाँडिरहेका छन्। त्यस्तै दलका शीर्ष नेताहरूले भने एकअर्कालाई भाषण मार्फत घुसपेच पनि गरिरहेका छन्। अघि पछि गाउँघरमा नाकमुख नदेखाउनेहरू पनि अहिले गाउँमा गएर बारी खन्दै गरेको, धान काट्दै गरेको दृश्यहरू पनि हामी सामाजिक सञ्जाल मार्फत देख्न सक्छौं। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावका बेला नेता तथा उम्मेद्वारले चुनाव जित्ने भर्याङको रूपमा प्रयोग गरिने ठूलो संख्या सुकुम्बासीको छ। आफूलाई भोट दिए जग्गाको लाल पूर्जा हातमा दिने बाचा सहितको भेटघाट र भाषण गर्ने पुरानै शैली अनुसार अहिले पनि उम्मेद्वारहरू सुकुम्बासी बस्तीमा पुगेर भोट मागिरहेका छन्। 2074 सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सबैजसो पार्टीले घोषणा पत्रमा सुकुम्बासीहरूलाई जमीनको लाल पूर्जा दिने, झुप्रा घर रंगीन बनाइदिने, भौतिक पूर्वाधार विकास गरिदिने लगायतका विषय राखेर चुनावी मैदानमा गएका थिए। तर 5 वर्ष बितेर अर्को चुनाव आइपुग्दा पनि ती प्रतिबद्धता कुनै पार्टीले पूरा गरेका छैनन्। बरु जस्ताको त्यस्तै मुद्दा र त्योभन्दा थप आकर्षित आश्वासनका साथ उम्मेद्वारहरू फेरि सुकुम्बासी बस्तीमा पुगेका छन्। यो समुदायको लागि लालपूर्जा दिने भनेर मुलुकमा 6 दशकमा 24 वटा आयोग पनि बनाइयो, उत्तिकै मात्रामा बजेट पनि खर्च भयो। तर पनि सुकुम्बासीको हातमा लाल पूर्जा पुग्न सकेको छैन। पटक पटक भूमिको माग गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले देशव्यापी रूपमा समानताको स्वतन्त्र महाअभियान नो लाल पूर्जा नो भोट अभियान समेत चलाएको थियो। आज हामी नेपाल चौतारीमा नेपालमा भूमिविहीन अथवा सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग कुराकानी गर्दैछौ। जगतज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। अनि आजभोलि केमा व्यस्त हुनुहुन्छ?
3: म आफ्नो संस्थामा भूमिको कृषिको मुद्दा उठाउने काम गरिरहेको छु। अहिलेको यो चुनावमा पनि कसरी उत्पीडितहरूको आवाजलाई अलिकति बलियो बनाउन सकिन्छ भनेर संगठनसँग मिलेर काम गरिरहेको छु। त्यही नै हो खास चाहिँ मैले अहिले गरिरहेको।
1: हजुर, अब यहाँ लामो समयदेखि भूमिविहीनहरूको आवाज उठाउँदै आउनुभयो, होइन? यो सबैले बुझिने गरेर सुकुम्बासी भनेको के हो, यो सजिलो तरिकाले बुझाइदिनुहोस् न।
3: सुकुम्बासी भनेको अब हामीले दुई हिसाबले हेर्नु पर्ने हुन्छ। एउटा चाहिँ अहिलेको कानूनले गरेको परिभाषा र अर्को चाहिँ व्यवहारमा देखिएको स्थिति। हाम्रो विद्यमान ऐन र नियमावलीले चाहिँ सुकुम्बासी भनेको नेपालभर आफ्नो स्वामित्वमा दर्ता कानुनी हिसाबले दर्ता भएको जग्गा नभएको र त्यो जग्गा जोड्न सक्ने आफ्नो आम्दानीको स्रोत अथवा सामर्थ्य नभएको परिवारलाई सुकुम्बासी भनेर परिभाषा गरिएको छ। तर त्यसमा व्यवहारमा एउटा के समस्या देखिएको छ भने जमिन भएको तर नाम मात्रकै जमिन भएको अथवा त्यसमा घर बनाउन पनि नपुग्ने अथवा त्यो जग्गा छ तर जोखिम क्षेत्रमा छ, यो विषयलाई पनि हामीले समेटेर जानुपर्ने हुन्छ तर कानुनले समेटेको छैन। तर अहिलेको कानुनले भन्दाखेरि चाहिँ देशभर आफ्नो स्वामित्वमा जमिन नभएको र जमिन खरिद गर्न सकिने सामर्थ्य पनि नभएको व्यक्ति र उसको परिवारलाई सुकुम्बासी भनिन्छ।
1: हजुर, त्यस्तो नेपालमा कति मात्रामा छ सुकुम्बासीहरूको यो संख्या र उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ?
3: सुकुम्बासीको संख्या हामी कहाँ यकिन छैन र यो अहिले चाहिँ हामीले एउटा अनुमान गर्न सकिने स्थितिमा चाहिँ पुगिएको छ, म त्यो कुरा तपाईँलाई राख्छु। हाम्रो भनौँ न यो देशव्यापी रूपमै तथ्याङ्क लिनुपर्ने भएको हुँदाखेरि कुनै पनि निकायसँग हामीसँग यति सुकुम्बासीको संख्या छ, यति भूमिहीनको संख्या छ, यति अवैध बसोबासीको संख्या छ भन्ने किसिमको यकिन डाटा हामीसँग छैन। तर भूमिहीन सुकुम्बासी र अवैध बसोबासी म त्यो कुरा अहिले कतै मिल्यो भने राखौँला, करिब 13 लाख परिवार भनेको हाम्रो कुल घर संख्याको चौथाइ संख्या चाहिँ परिवार यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवैध बसोबासी हुनुहुन्छ। तर त्यसमध्ये पनि यो भूमिहीन सुकुम्बासीको संख्या चाहिँ करिब 3.5 लाखदेखि 4 लाख परिवारको हाराहारीमा देशभरि रहन्छ र त्यो संख्या चाहिँ पहिले आजभन्दा 10-12 वर्षभन्दा अहिले चाहिँ घटेको स्थितिमा देखिन्छ। किनभने धेरै सुकुम्बासी परिवारहरू आफ्नो आर्जनबाट अथवा वैदेशिक रोजगारीमा दुःख सुख गरेर गएर एउटा घडेरीसम्म जोड्नु, किनभने राज्यबाट पाउने अपेक्षा पनि मरेर गइरहेको अवस्थामा घडेरी जोडेको कारणले गर्दाखेरि यो संख्या चाहिँ अहिले घट्दो अवस्थामा देखिन्छ।
1: हजुर, भनेपछि पहिलेको भन्दा अहिले वैदेशिक रोजगारीमा गएर पनि अवस्था चाहिँ अब संख्या चाहिँ घट्दो छ, तर पनि अब यो जो छन् नि यहाँले भन्नुभयो संख्याको यति हाराहारीमा छ भनेर, उनीहरूको अवस्था चाहिँ कस्तो छ अहिले?
3: अब यसको समस्याको आकार त मैले तपाईँलाई भनिहालेँ, समस्याको आकार धेरै नै ठुलो हो। किनभने यो अथवा त्यो भूमिहीन दलित या भूमिहीन सुकुम्बासी या अवैध बसोबासी यो वा त्यो नाममा यससँगै जोडेर आउने अरू तपाईँको चाहिने बौद्धवा प्रथाहरू पनि छ हामीसँग, हलिया, कमैया, अरवा, चरवा। अब कुल परिवार संख्याको चौथाइ परिवार संख्या यी समस्याहरूबाट जोडिनु भएको छ अथवा समस्या भोगिरहनु भएको छ र यो समस्याको आकार पनि एउटै छैन। यो सुकुम्बासीहरूमै पनि त्यो गहिराई चाहिँ फरक फरक छ। किनभने कोही चाहिँ तपाईँको आज होइन, हिजोको उहाँहरूको चाहिँ अघिल्लोभन्दा अघिल्लो र अघिल्लो धेरै पुस्तादेखि नै आफ्नो नाममा एक चिम्टी पनि जमिन नभएको र जमिन प्राप्त गर्ने आशमा धेरै पुस्तौँ बिताउनु भएको एउटा त्यस्तो खालको वर्ग छ भने कोही चाहिँ अब पछाडि यो विपदले गर्दाखेरि अरू कुनै समस्याहरू आएर पनि भूमिहीनहरू हुनुभएको छ र उहाँहरूको अवस्था भनेको मूलत एउटा चाहिँ आवासको अधिकारबाट वञ्चित हुनु पर्यो। किनभने आफ्नो जमिन नभएपछि त्यो सुरक्षित खालको आवास बनाउन पनि समस्या देखिन्छ अनि त्यो जमिन को कारणले पाउने अरू सेवा सुविधाहरू, राज्यबाट पाउने सेवा सुविधाहरूबाट पनि उहाँहरू वञ्चित हुनु परिरहेको छ। त्योभन्दा बढी त अझ यो घर टोल समुदायमा जुन किसिमको एउटा सम्मानपूर्वक व्यवहार उहाँहरूले एउटा आदर सम्मान पाउनुपर्ने हो, त्यो पनि कमजोर भइरहेको अवस्था देखिन्छ। धेरै नै समस्या छ र खास गरी यसले गर्दाखेरि आवास अनि त्यसपछि गएर खाद्य अधिकार, शिक्षा, स्वास्थ्य। अहिले तपाईँको के छ भने अब हामी कहाँ त अब शिक्षा र स्वास्थ्य त एकदमै महँगो भएर गइरहेको छ, आधारभूत के मौलिक हकमा राखे पनि। यो कारणले गर्दाखेरि पनि धेरै नै यो आधारभूत अधिकारहरू हनन भइरहेको, एउटा अपहेलित अवस्थामा रहनु परेको, जहिले पनि एउटा असुरक्षित तरिकाबाट बाँचिरहनु परेको एउटा नमिठो स्थिति छ अहिले।
1: हजुर, हामीले यो सुकुम्बासीहरूको अथवा आफ्नो जग्गा नभएकोहरूको समस्याको कुराकानी गरिराख्दाखेरि चाहिँ कतिपयलाई पनि के लाग्छ भने नेपालभित्रै नेपालीहरू नै कसरी सुकुम्बासी बन्छन् भन्ने पनि लाग्छ, कसरी बन्छन्?
3: यसको दुई तिनवटा मुख्य कारणहरू छ। एउटा चाहिँ हाम्रो भनौँ न, खास गरी

0: विविध खालको छ र प्रकोपको जोखिम चाहिँ हामीले धेरै नै भोगिरहेका छौँ। त्यसो हुँदाखेरि पनि गृह मन्त्रालयको एउटा तथ्याङ्क अनुसार हेर्दाखेरि त जति सुकुम्बासीहरू भइरहनु भएको छ त्यो सुकुम्बासी हुने सङ्ख्या चाहिँ करिब 40-45% चाहिँ यो बाढी पहिरो डुबान आदि इत्यादि कारणबाट पनि भइरहेको छ। साथसाथै यो जुन कस्तो हुन्छ भन्दाखेरि एउटा साइकल हुन्छ, अब आफ्नो जमिन नभएपछि उसले ऋण पाउँदैन अथवा थोरै जग्गा छ भनेदेखि उसले चाहिँ तपाईँको अरू शिक्षा स्वास्थ्य, किन घरमा मसँग एक दुई कठा जग्गा छ तर मेरो घरमा कोही मान्छे बिरामी भयो भनेदेखि म चाहिँ अब भूमिहीन हुन्छु भनेर त्यो जग्गा नबेचिकन उपचार नगरेर त कोही पनि बस्दैन, राज्यले त उपचार गरिदिँदैन। त्यसो भएको हुनाले विभिन्न कारणहरू छन् र मुख्य कारणहरू भनेको मैले अहिले यही भनेकै कारण हो र अहिले पनि तपाईँको अलि अगाडि मिटल ब्याजीहरूको आन्दोलन पनि हामीले हेऱ्यौँ। यो जो गरिब वर्गको चाहिँ यो खास औपचारिक ऋण प्रक्रियामा उहाँहरूको पहुँच छैन, उहाँले अनौपचारिक प्रक्रियाबाट ऋण लिँदाखेरि चाहिँ त्यसको ऋण तिर्न सक्ने स्थिति नै रहँदैन र जग्गा गुमाउनुपर्ने स्थिति रहन्छ। अर्को चाहिँ अब बिस्तारै यो परिवार सङ्ख्या बढ्दै जाँदाखेरि पनि जस्तो पहिले अब थोरै एक दुई कोठा जग्गा हुन्छ अनि चार पाँच भाइ हुँदै गएपछि बहिनी दिदी हुँदै गएपछि त्यो संख्या पनि बढ्दै जाने हुनाले पनि यो समस्या भइरहेको हो।
1: जस्तै यो कोशी पीडितका पीडितहरूले चाहिँ लालपूर्जा हातमा छ जग्गा छैन भनेर आन्दोलन गरे पटक पटक, कतिपयहरूले हामीसँग लालपूर्जा नै छैन भनेर पनि आन्दोलन गरे अथवा माग गरे, तपाईँहरू जस्ता अधिकार कर्मीहरूले आवाज पनि उठाइराख्नु भएको छ, खासमा कहाँनिर यो समस्या भयो?
0: हो, तपाईँले भन्नुभएको जस्तो अब कोही चाहिँ हातमा कागज छ, जग्गा धनी प्रमाण पूर्जा छ तर फिल्डमा जग्गा नभएको सङ्ख्या पनि ठुलै नै छ यो, किनभने हाम्रो नदीको बाढी आदि इत्यादिको कारणले गर्दाखेरि। अब अर्को चाहिँ अब जमिन फेरि फिल्डमा जमिन भएर त्यसको स्वामित्व नभएर भूमिहीन भएको सङ्ख्या पनि ठुलो छ। अहिले मैले भनेको करिब 4 लाख जति होला बढीमा भनेर मैले जुन सङ्ख्या भनेको शुद्ध सुकुम्बासीको चाहिँ त्यसमध्ये चाहिँ आधा जस्तो मान्छेहरूलाई नयाँ जग्गा दिनु पर्दैन, फेरि उनीहरू अहिले पनि सरकारी जग्गामा लामो समयदेखि पुस्तौँदेखि बसिरहनु भएको छ, खालि पूजा मात्रै प्राप्त नगर्नुभएको, खालि कानुनी स्वामित्व मात्रै प्राप्त नगर्नुभएको यस्तै स्थिति छ। अब तपाईँको प्रश्नमा चाहिँ मेरो यो क्षेत्रमा काम गर्दाखेरिको अनुभवले हेर्दाखेरि यो समस्या करिब करिब 7-8 सालदेखि नै यो भूमिहीनको समस्या, भूमि सुधारको मुद्दाहरू उठ्न थालेको देखिन्छ र 2012-13 सालबाट यो सुकुम्बासीको समस्यालाई हल गर्नलाई राज्यबाट केही न केही पहलहरू भइरहेको हामीले अभिलेखहरू हेर्दाखेरि पनि थाहा पाइन्छ। तर अब अहिलेसम्म पनि जुन हिसाबबाट यसको समस्याको एउटा समाधान हुनुपर्ने थियो त्यो नभएको चाहिँ देखिन्छ, तर के पनि नभएको भन्नेतिर पनि हामी छलफल नगरौँ भन्ने मेरो अनुरोध छ। र पछिल्लो समयमा आएर चाहिँ 2076 सालमा भूमि सम्बन्धी ऐनलाई संशोधन गरेर ऐनमै यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी भनेको के हो भनेर परिभाषा खिचिएको छ, अनि कस्तो भूमिहीन सुकुम्बासीले जमिन प्राप्त गर्नुहुन्छ र उहाँहरूले कतिसम्म जमिन पाउनुहुन्छ भन्ने कुराहरू पनि नियमावलीमा खिचिएको छ, अव्यवस्थित बसोबासीलाई पनि कुन वर्गमा रहेको कस्तो हदसम्मकोलाई चाहिँ एकपल्ट जमिन दिने भन्ने कुराहरू स्पष्टसँग लेखिएको छ, र आयोग बनाएर यो समस्यालाई समाधान गर्ने भन्ने कुरा पनि त्यहाँ लेखिएको छ। यो मैले किन यो कुरा उठाएको भनेदेखि जति पनि 2012-13 सालदेखि यो सुकुम्बासीको समस्यालाई हल गर्न खोजियो तर कतै पनि कानुनमा कुनै कुरा लेखिएको रहेन छ, खालि एउटा सरकार फेरिएपछि नै एउटा गठन आदेशको भरमा यति महत्त्वपूर्ण मुद्दामा काम गर्न खोजेको रहेछ। तर नयाँ संविधान निर्माणपछि र 76 सालको यो भूमि ऐनले एउटा नयाँ एउटा पाइला, नयाँ एउटा भनौँ न चरण चाहिँ यसले एउटा पार गरेको छ, म यसलाई एउटा सकारात्मक रूपमा लिन्छु। त्यसबाहेक अहिले चाहिँ यो अब हाम्रो यो सुकुम्बासी समस्याको व्यवस्थापन चाहिँ सङ्घ, प्रदेश र स्थानीय तह तिनटै सरकारको एउटा साझा चाहिँ तपाईँको कार्यसूचीमा राखिएको छ, र यसरी हेर्दाखेरि यो तिनटै तह मिलेर यो समस्याको समाधान गर्नुपर्छ। अहिले चाहिँ जुन भूमि आयोग गठन भएर यसबाट पनि कति काम हुन

0: सक्थ्यो, कति काम हुन सकेन, कहाँनिर कमजोरी रह्यो, त्यो छलफल गर्न सकिन्छ। तर 753 स्थानीय तहमा करिब केही थोरै 8-10 15-20 संख्यामा काम सुरु भएको छैन होला। होइन भने सबै स्थानीय तहमा यो भू सेवा केन्द्र स्थापना गरेर र प्रत्येक स्थानीय तहमा यो समस्यालाई समाधान गर्ने भनेर सहजीकरण समिति पनि बनाएर वडामा तहमा पनि सहजीकरण समिति बनाएर लगत लिने र त्यो लगत लिएको जति पनि लगत छ त्यसलाई एउटा कम्प्युटरीकृत प्रणालीमा राख्ने काम भइरहेको छ र करिब 200-300 स्थानीय तहमा जग्गा नापीको काम पनि सुरु भइरहेको छ। यसलाई चाहिँ हामीले एउटा सकारात्मक चाहिँ एउटा प्रयासको रूपमा लिनुपर्छ र यसमै टेकेर यो समस्याको हल हुन सक्छ। अहिले मैले यो कुरा किन पृष्ठभूमिमा भनेको भने हिजो यो सुकुम्बासीको समस्यालाई एउटा खालि घटना आदेशको भरमा सम्बोधन गर्न खोजियो, अर्को चाहिँ तपाईँको केन्द्रबाट एउटा आयोग बनाउने, जिल्लामा समिति बनाउने, त्यसमा पनि फेरि अनुभव नभएका मान्छेलाई राख्ने जो चाहिँ अधिकारवाला हो सुकुम्बासी र तपाईँको भूमिहीनहरूको संगठनबाट मान्छे नराख्ने, अनि जिल्लाबाट चाहिँ सूचना जारी गरेर निवेदन माग्ने, अनि त्यो निवेदनको भरमा त सुकुम्बासी पहिचान गरेर जग्गा दिन सक्ने कुरा सम्भव नै थिएन। त्यो हिजो हामीले त्यसको प्रक्रिया नै गलत लियौँ, तर आज चाहिँ प्रक्रिया चाहिँ सही तरिकाबाट अगाडि बढेको छ, तर गर्न बाँकी धेरै नै छ भएको त्यही हो। खास गरी चाहिँ तपाईँको
1: 2013 सालदेखि नै यो मुद्दा उठाए पनि जो गएको 8-10 चाहिँ लगातार रूपमा राम्रै काम भइरहेको छ यहाँले भन्नुभयो। अहिले पनि अब यो चुनाव आइरहेको छ, प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यतिखेर राजनीतिक दलका नेता तथा उम्मेद्वारहरू पनि गाउँघरमा भोट मागिरहेका छन्। सुकुम्बासी बस्तीमै पुगेर पनि उहाँहरूले त्यहाँका नागरिकहरूलाई हामीलाई भोट दिनुहोस्, हामी जित्यो भने यस्तो गर्छौ उस्तो गर्छौ भनेर आश्वासन चाहिँ बाँडिरहेका छन् होइन। पटक पटक आफ्नो घोषणा पत्रमै प्रतिबद्धता पूरा गरेर जनताको माझमा जाने तर उहाँहरूका चाहिँ जुन आश्वासनहरू छन् त्यो पूरा नगर्ने, यो प्रवृत्तिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: अब यो खास चाहिँ कसरी यो प्रश्नको उत्तर दिन चाहिँ अब एकदमै सबैले एउटै तरिकाबाट यसलाई हेरेका छन् जस्तो त मलाई लाग्दैन। राजनीतिक दलहरूले पनि यो समस्यालाई हेर्ने दृष्टिकोण र उनीहरूको व्यवहारमा दलै पछि थोरै थोरै एकदम प्रष्ट देखिने खालको होइन तर थोरै थोरै चाहिँ त भिन्नताहरू देखिन्छ। तर आज अहिले यो हाम्रो नेपाल चौतारी मार्फत मैले कुराकानी गर्दाखेरि चाहिँ यो जुन समस्याको जुन आकार छ र यो समस्याबाट हामीले जुन एउटा अति विपन्न र अधिकारबाट वञ्चित समुदायलाई सम्बोधन गर्नुपर्ने हो, त्यो हिसाबले चाहिँ अहिले उम्मेद्वारहरूले चुनावको बेलामा यो म यसो गर्छु उसो गर्छु भनेर भनेको भए पनि जुन किसिमको राजनीतिक दलभित्र छलफलहरू हुनुपर्ने हो यो विषयमा, चुनाव नहुने समयमा चाहिँ यो विषयमा त छलफल हुनुपर्ने हो तर छलफल भइरहेको देखिँदैन, र अहिले गएर म यसो गर्छु उसो गर्छु भनेर भन्नुभन्दा पनि उम्मेद्वारहरूले चाहिँ यो समस्या किन हल हुन सकेन, आफ्नो राजनीतिक दलले सरकारमा हुँदा या नहुँदा के प्रयास गर्यो इमान्दारीपूर्वक त्यो कुरा राख्नुभयो भने चाहिँ बरु राम्रो होला। अब अहिले पनि फेरि हामी यसो गर्छौँ उसो गर्छौँ त्यो कसरी गर्ने हो, दृष्टिकोण के हो, यो विषयमा चाहिँ कुराहरू आइरहेको छैन। अहिले जुन हिसाबले चुनावको समयमा कुराहरू उठिरहेको छ मैले चाहिँ दुईवटा हिसाबबाट हेरिरहेको छु। एउटा चाहिँ यो स्वयं सुकुम्बासीहरूमा पनि एक किसिमको सचेतना आएको छ, यो मुद्दाहरू हामीले उठाउनुपर्छ, यो चाहिँ हाम्रो सही बेला हो भन्ने कुराहरू भएको कारणले गर्दाखेरि पनि यो मुद्दा उठिरहेको छ। अर्को ठुलो संख्यामा भएको हुनाले र चुनावको हारजितसँग पनि सम्बन्ध हुने भएको हुनाले यो उम्मेद्वारहरूले पनि यो कुरा उठाउनु भएको छ। तर मैले यो कुरा के भन्न खोजिरहेको भने चुनावको बेलामा मात्रै मुद्दा उठाउने आधारमा हामीले मतदाताहरूले निर्णय गऱ्यौँ भने त्यो चाहिँ राम्रो हुँदैन। यसभन्दा अगाडि उहाँहरूले गरेको व्यवहार, उहाँहरूले राखेको विचार र अहिले पनि उहाँहरूलाई यो समस्या हामीले समाधान गर्न नसकेकोमा महसुसीकरण छ कि छैन, खालि सामान्य हिसाबले म यो गरिदिन्छु ऊ गरिदिन्छु मात्रै भनेर भनेको छ भने त्यसमा पत्तै हाल्नु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: तपाई अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारी तपाईँ यतिखेर सुनिरहनु भएको छ। आज हामी सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग हामी कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफूलाई लागेको प्रश्न वा जिज्ञासा आजका अतिथिसँग राख्न चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। अब हामी चाहिँ तपाईँका प्रश्न र जिज्ञासा लिन्छौं। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा अछामबाट उषा ढुङ्गाना आउनुभएको छ। उषाजी नमस्कार।
3: हजुर नमस्कार, अनि अतिथिलाई पनि नमस्कार।
1: हजुर प्रश्न राख्नुहोस्।
3: हजुर, मेरो प्रश्न यस प्रकार छ, के गर्न सकियो भने सुकुम्बासीको अधिकार प्रबन्धनमा टेवा पुग्छ? सुकुम्बासीको अधिकार प्रबन्धनका लागि के कस्ता संवैधानिक व्यवस्थाहरू भएका छन् र नेपालको कुन क्षेत्रमा चाहिँ सुकुम्बासीको संख्या धेरै छ? हस् धन्यवाद।
1: हस् धन्यवाद। हजुर अतिथिज्यू, अछामबाट उषा ढुङ्गानाले राखेको प्रश्नको जवाफ।
0: उषाजी, महत्वपूर्ण प्रश्नको लागि धन्यवाद। खास हाम्रो संविधानमा चाहिँ आवासको अधिकारको व्यवस्था गरिएको छ र त्यससाथै दलित भूमिहरूलाई एकपल्ट आवास र खेतीको लागि जमिन दिने कुरा पनि संविधानमै लेखिएको छ भने यो चाहिँ मौलिक हकमा छ। निर्देशक सिद्धान्तमा गएर दलित भूमि सुकुम्बासी अव्यवस्थित बसोबासी र कमैया हरवा चरवा हलियाहरूलाई सकभर जमिन उपलब्ध गराउने, त्यो भएन भने पनि जीविकोपार्जनको लागि कृषिमा आधारित अवसरहरू दिलाउने भन्ने कुराहरू लेखिएको छ। र अहिले यो समस्या भनेको खास गरी तराई मधेसका 28 जिल्लाहरूमा यो बढी समस्या रहेको छ। यद्यपि पहाडहरूमा पनि र हिमालहरूमा पनि कम संख्यामा यो समस्या छ। र अब जुन समाधानको कुरा यहाँले ल्याउनुभयो, मेरो काम गरेको अनुभवको हिसाबले हेर्दाखेरि चाहिँ अब संघीय सरकारले अथवा राजनीतिक दलहरूले एउटा नीतिगत निर्माणमा उहाँहरूले एउटा सही तरिकाको नीति निर्माण त गर्नै पर्यो, तर हामीले यो समाधान अब तलबाट स्थानीय तहबाट थाल्नुपर्छ र प्रयास सुरु भइसकेको पनि छ। प्रत्येक स्थानीय तहमा भूमिहीन सुकुम्बासीको राम्रोसँग लगत राख्ने, किनभने स्थानीय तहले नै को भूमिहीन हो को भूमिहीन होइन भनेर सही तरिकाबाट छुट्याउन सक्छ। लगत पहिला लगत राख्नु पर्यो र यसलाई चाहिँ अहिलेको अब हामीले पहिलेकै जस्तो पेपर वर्क गरेर जाने भन्दा पनि हामीले नयाँ प्रविधिहरूलाई अपनाउने, सबै कुराहरूलाई कम्प्युटरकृत प्रणालीमा लिएर जाने, ताकि कसैले पनि यसमा बदमासी गर्न नसकियोस्। र त्यो अभिलेख बनाइसके पछाडि स्थानीय सरकारलाई नै नाप जाँचको पनि काम दिएर अगाडि बढ्यो भनेदेखि यो कामको समस्याको हल हुनसक्छ। साथसाथै एकपल्ट जमिन दिइसके पछाडि फेरि त्यो परिवार भूमिहीनको अवस्थामा नजाओस् भनेर अरू खालको जीविकोपार्जनको कार्यक्रम साथसाथै अरू आधारभूत जुन अधिकारहरू हुन्छ शिक्षा स्वास्थ्यको कुरामा पनि सरकारले मद्दत गर्नुपर्छ। अहिले मैले यति भने, धन्यवाद।
1: हजुर, अब हामीले यो भूमिहीनहरूको अथवा सुकुम्बासीहरूको कुराकानी गरिराख्दाखेरि कहिले चाहिँ के पनि सुनिन्छ भने सुकुम्बासीको नाममा हुकुम्बासी भन्ने कुराहरू पनि बढी सुनिन्छ। जोसँग घर जग्गा छँदै छँदै पनि उहाँहरू फेरि त्यही लाभमा चाहिँ लोभमा चाहिँ होइन सुकुम्बासी भएर बसिरहेको कुराहरू पनि आउँछ, यो कतिको साँचो हो?
0: हामी कहाँ एउटा के चाहिँ छ भनेदेखि, इन्द्र सराजी, समस्यालाई समाधान नगर्न पर्यो भने अथवा त्यसलाई भुलभुलाइमा राखिदिनु पर्यो भने संख्या एकदमै ठुलो बढाइदिने अथवा भ्रमहरू फैजाइदिने, त्यो चाहिँ त अब यत्रो राज्यले गर्न चाह्यो भनेदेखि, अब अहिले त सबै करिब केही हिमाली जिल्लाको बाहेक सबै जग्गा धनीहरूको जग्गा छ कि छैन भनेर हामीले एउटा मालपत कार्यालयमा गएर अथवा विभागमा गएर एउटा क्लिक गरेर हामीले हेर्न सक्छौँ। त्यसो भएको हुनाले त्यो कसैले त्यस्तो दावी गरेको छ भनेदेखि त्यो हामीले मजाले अहिले पहिचान गर्न सक्छौँ। अर्को, अहिले जुन भूमि आयोगले काम गरिरहेको छ त्यहाँ एउटा कम्प्युटरकृत प्रणाली बनाएको छ र जसले त्यहाँ तपाईँको विवरणहरू भरिसके पछाडि त्यहीँबाट पनि हामीले उसको जग्गा भएको नभएको ट्र्याक गर्न सकिने गरेर सिस्टम बनाइसकेका छौँ। त्यसो भएको हुनाले यो समस्या समाधान गर्नको तपाईँको उपायहरू छ र फेरि यो हुँदै नभएको भन्ने पनि होइन, केही हदसम्म केही अब केहीको बुझाइ के छ भने यो खास पार्टी आफ्नो पार्टी सरकारमा गएको बेलामा मैले एउटा घडेरी राम्रो ठाउँमा जोडिहाल्ने हो यही बेलामा, यो खास भने एउटा कुरा हो तर गर्ने अर्को कुरा हो, त्यस कारणले यो बेलामा मैले मौका लिइहाल्नुपर्छ भनेर केही मान्छेहरूले जग्गा लिनको लागि प्रयत्न गरिरहेको विगत चाहिँ हो, यो यथार्थ पनि छ तर मूल समस्या यो होइन, यसलाई हामी समाधान गर्न सक्छौँ।
1: हजुर, हाम्रो टेलिफोन सम्पर्कमा बर्दियाबाट रामबहादुर पुलामी आउनुभएको छ। रामबहादुरजी
4: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न के छ?
4: मेरो अतिथिज्यूलाई पनि नमस्कार है, सुन्नुभएको छ? मेरो चाहिँ प्रश्न अतिथिज्यूलाई यस प्रकार रहेको छ, जस्तै यो अपाङ्गताको क्षेत्रमा जस्तो सुकुम्बासीको जुन समस्या उठाइरहँदा यसमा चाहिँ पनि भित्र कतिपय अपाङ्गहरू छन्, तिनीहरूलाई कस्तो व्यवस्थापन गरेको छ? र अर्को कुरो, भूमि आयोगले किन अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको छैन? त्यो मेरो चाहिँ प्रश्न यही हो, धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हजुर तिलकजी नमस्कार।
5: नमस्कार,
1: यहाँको प्रश्न के छ आजको अतिथिले?
5: मेरो नमस्कार, मेरो प्रश्न के छ भने अब यो सुकुम्बासी आयोग जुन खोलिएको छ यो जहाँसम्म लाग्छ फर्मालिटी गर्नको फर्मालिटी पुरा गर्नको लागि मात्रै खोले जस्तो लाग्छ, यसले किन आफ्नो कार्यक्षेत्रमा जासुस्ती गरेको र भोलि गएर सुकुम्बासीका समस्याहरूलाई खालि ढिलासुस्ती गरिदिँदाखेरि उनीहरू सधैँ सुकुम्बासी नै भइरहन्छन्, अनि सुकुम्बासीलाई व्यवस्थापन गर्न नसक्नुको कारण के के हुन् त्यसको बारेमा प्रश्न पारिदिनुहोस् न।
1: हुन्छ, धन्यवाद। हजुर जगतज्यू, हामी सुरुमा चाहिँ तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ।
0: हस्, यहाँहरू दुवैजनालाई मेरो पनि नमस्कार छ र महत्त्वपूर्ण प्रश्नहरू सोध्नु भएकोमा धन्यवाद पनि। र अहिले हामीले जति पनि बौद्धल आए पछाडिको आयोगहरूको मात्रै कुरा गरौँ, त्यो सबै आयोगहरूको मैले गठन आदेशहरू, तिनीहरूले गरेको कामहरू, तिनीहरूले गरेको प्रगति प्रतिवेदनहरू त्यो हेर्ने प्रयासहरू पनि गरेका थिए। त्यसरी हेर्दाखेरि कसैले सबैले नै खालि यो देखाउनको लागि मात्रै गरे भनेर भन्दाखेरि पनि सही विश्लेषण हुँदैन, केही आयोगहरूले असाध्यै इमान्दारीपूर्वक खटेर काम गर्नुभएको र जग्गाहरू वितरण गर्नुपर्ने भएको देखिन्छ र आफ्नो अभिलेख पनि राम्रोसँग राखेर कसलाई कति जग्गा दिएको हो, कहाँ जग्गा दिएको हो, आफ्नो आयोगले कति काम गर्यो भनेर प्रगति प्रतिवेदन पनि मन्त्रालयमा बुझाएको आयोगहरू पनि देखियो। कोही कोही चाहिँ काम गर्नको लागि भन्दा पनि खालि हामीले यो मुद्दाहरूमा उठाइरहेका छौँ, हामी गर्न खोजिरहेका छौँ भन्नेदेखि लिएर आफ्ना कार्यकर्ताहरूलाई, आफ्ना नेताहरूलाई काम गराउनको लागि पनि असाध्यै फितलो तरिकाबाट आयोगहरू गठन भएको र आयोगहरू गठन भइसके पछाडि उहाँहरू यो सुकुम्बासीको व्यवस्थापनको काममा भन्दा पनि आफ्नै व्यवस्थापनमा लागेको चाहिँ पनि देखिन्छ। दुइटै खालको चाहिँ अवस्था छ। अब अहिले यो पछिल्लो अवस्थामा बनेको आयोगको बारेमा र जिल्ला समितिहरूको बारेमा त मैले अलिकति थोरै पनि कुरा राखेँ र खास चाहिँ नै अहिलेको भनेको एउटा कानुनी रूपमा व्यवस्था भएको र कानुनलाई कारण गर्ने अधिकार प्राप्त गरेको आयोग गठन भएर काम भइरहेछ, तर यो आयोगमा पनि अलिकति अनुभव भएको गर्न सकिने मान्छेहरूको संख्या चाहिँ कम देखिन्छ। तर अहिले जे तरिकाबाट प्रयासहरू सुरु भइरहेको छ, तपाईँको मूलत मलाई के विश्वास छ भने स्थानीय तहमा आधारित जुन सहजीकरण समितिहरू बनेर काम भइरहेछ उहाँहरूलाई नापजाँचको अधिकार छैन, उहाँहरूलाई नापजाँचको अधिकार दिएर काम गर्ने हो भने स्थानीय सरकारको यो समस्यालाई समाधान गर्छौँ भन्ने किसिमको हुटहुटी पनि देखिन्छ, त्यहाँबाट समाधान हुन सक्छ जस्तो मलाई लाग्छ। र यसमा मैले एउटा थप कुरा के भन्न चाहन्छु भने यो मात्रै समस्यामा होइन, हरेक समस्यामा स्वयं भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अविस्थित बसोबासी सङ्गठित रूपमा निरन्तर नलागेसम्म यो समस्याको हल, जतिसुकै राम्रो कानुन र जतिसुकै राम्रो मान्छेहरू बने बसेको आयोग बनेछ भने पनि यो समस्या समाधान हुँदैन, यसमा सोही वर्ग नै एकदमै चनाखो भएर लाग्नुपर्ने हुन्छ। यो प्रक्रिया पनि तपाईँको सुरु भएको छ, सायद अबको यो अलिकति हामीले राम्रोसँग दबाब दिन सक्यौँ भनेदेखि चाहिँ केही कानुनी अडचनहरू छ त्यसलाई फुकाएर जाँदाखेरि यो समस्याको हल हुनसक्छ, त्यसतर्फ गएको छ। तर अहिलेको प्रयास मात्रै पर्याप्त हो भन्ने चाहिँ मलाई लाग्दैन। योभन्दा बढी नै प्रयास र इमान्दारी त आवश्यक छ र यसमा एउटा अलिकति ठोस खालको यो समस्यालाई एकपल्ट समाधान गर्ने भन्ने किसिमको विषयमा अलिकति बहस पनि अझै बढाएर लिएर जानुपर्नेछ। हाम्रो रामबालजीले राख्नुभएको कुरामा चाहिँ तपाईँले भन्नुभएको कुरा ठिक हो, त्यो कुनै पनि ऐनमा या कानुनमा या तपाईँको कार्यविधिहरूमा यो ठुलो सङ्ख्यामा रहेको अपाङ्ग समुदायलाई चाहिँ कसरी न्याय गर्ने भन्ने बारेमा केही प्रश्नसँग लेखिएको छैन। खालि एउटा सकारात्मक पहल चाहिँ के भने पहिले चाहिँ स्थानीय जिल्लामा गएर निवेदनहरू दिनु पर्थ्यो भनेदेखि यसपालि लगत संकलकहरू स्थानीय तहले तालिम दिएर घर दैलोमा परिचालन गरेको छ, यसलाई पनि एउटा सकारात्मक रूपमा लिनुपर्ने हुन्छ। र अति समस्या भोगेका समुदायहरू त्यो भूमिहीनहरूमा पनि सबभन्दा बढी भूमिहीन र जुन जुन जुन हिसाबले हेर्दाखेरि एउटा अपाङ्ग एकल महिला यी समुदायहरूलाई कसरी न्याय गर्ने भन्ने कुरामा चाहिँ अलिक बढी नै छुट्टै खालको विशेष एउटा इकाइ नै बनाएर आयोगहरूले काम गरेन भने यो वर्ग चाहिँ छुट्ने, फेरि पनि खास तलको भुइँको पिँचको मान्छेले जग्गा नपाउने र फेरि झन् अहिलेको भन्दा त्यहीभित्र पनि अर्को एउटा खाल खडा हुन सक्ने सम्भावनाप्रति चाहिँ हामी जनाएको हुनुपर्छ।
1: हजुर, दैलेखबाट उमाकान्त अधिकारी हुनुहुन्छ। हेलो उमाकान्त जी, नमस्कार। हेलो हेलो, उमाकान्त अधिकारी हुनुहुन्थ्यो दैलेखबाट, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामीले राम्रोसँग आवाज उहाँको सुन्न सकेनौं। तपाईँ आजका अतिथिलाई आफ्ना प्रश्न जिज्ञासा राख्न सक्नुहुन्छ, त्यसका लागि अघि हामीले तपाईँलाई नम्बर दिइसकेका छौं। हजुर, यो जुन अब बेला बेला जब जब निर्वाचन आउँछ तब तब यस्ता समस्याहरू हामी फेरि पनि पूरा गर्छौं भनेर चाहिँ आश्वासन चाहिँ दिन्छन्, अब पहिलेको भन्दा केही काम पनि गरिरहेको छ, अब खासमा अहिलेका उम्मेद्वारहरूले जुन अब विजयी हुँदै हुनुहुन्छ, अबको हाम्रो सांसद बन्दै हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ के गरिदिन पाए अथवा उहाँहरूले अहिले तत्काल गर्नुपर्ने सुकुम्बासीहरूका लागि काम चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: पहिले त म अब अहिले त उहाँहरूलाई फुर्सद छैन, तर उम्मेद्वारहरू जो चुनावमा उठ्नु भएको छ उहाँहरूले अहिलेको यो सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने अहिलेको विद्यमान हाम्रो कानूनमा कस्तो व्यवस्था छ, नियमावलीमा कस्तो व्यवस्था छ भनेर राम्रोसँग अध्ययन गरिदिनु भए राम्रो हुन्थ्यो जस्तो लागेको। उहाँहरूले अहिले कतिपय समुदायमा जग्गा दिन नसकिने ठाउँमा पनि हामी जग्गा दिन्छौँ भनेर बोल्नु भएको चाहिँ देखियो। जस्तो चाहिँ जोखिम क्षेत्रमा बसोबास गरेको ठाउँमा बसोबास गरेको मान्छेलाई हामी त्यहीँ जग्गा दिन सकिने अहिलेको विद्यमान कानुन छैन र दिनुपर्ने हुँदैन, उहाँहरूलाई अर्को सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ भनेको एउटा त पहिले अध्ययनलाई नै एउटा विषय बनाउनुपर्छ जस्तो मलाई लाग्छ। अर्को चाहिँ यो काम गर्नको लागि तपाईँको अहिलेको केही कानुनी व्यवस्था र केही नीतिगत व्यवस्थाहरूमा समस्या छ। जस्तो अहिले पनि भनियो तपाईँको जग्गा छ तर त्यो जग्गा घर बनाउन योग्य छैन, अथवा जग्गा छ चाहिँ तपाईँको तिन चारवटा परिवार भाइहरू हुनुहुन्छ उहाँहरूलाई एकै धुर पनि जग्गा भागमा आउँदैन, यस्तो परिवारलाई कसरी सम्बोधन गर्ने? अनि त्यस पछाडि गएर तपाईँको यो जोखिम क्षेत्रमा बसोबास गरिआएका अव्यवस्थित बसोबासीहरूलाई एकै वर्गमा राखेर हेरिएको छ, त्यसलाई मेरो अनुभवमा दुईवटा वर्गमा राख्नुपर्छ। एउटा वर्ग भनेको त्यहाँ राख्न नसकिने, अर्को चाहिँ त्यसलाई चाहिँ तपाईँको अरू कुनै सुरक्षाको मापदण्डहरू अप्नाएर तटबन्धहरू बनाएर आदि इत्यादि गरेर राख्न सकिने, यस्तो किसिमको कानुनी सुधारमा उहाँहरूको ध्यान जानुपर्छ। र यो कामको लागि तपाईँ सुरुमा पनि भन्नुभयो जुन किसिमको कामको गहिराई हो, स्रोत र साधनहरू चाहिँ एकदमै कम छुट्याउने गरिन्छ यसमा तपाईँको एउटा। त्यसो भएको हुनाले यो कामको लागि ठुलो प्राविधिक जनशक्ति पनि चाहिने भएको हुनाले प्रशस्त रिसोर्सहरू स्रोतहरू पनि छुट्याउने र कानुनमा भएको अडचनलाई फुकाइदिने काम गर्यो भने यो समस्याको हल हुन सक्छ।
1: अहिले यहाँले यो चुनावको लागि विभिन्न राजनैतिक दलले ल्याएका घोषणा पत्र पनि हेर्नुभयो होला, घोषणा पत्रमा सुकुम्बासीका मुद्दालाई समेटेको बारेमा चाहिँ के भन्नुहुन्छ, कस्ता कस्ता उहाँहरूले समेटेको पाउनुभयो विषयहरू?
0: लगभग मैले प्रमुख भनिएका सबै राजनीतिक पार्टीहरूको पनि घोषणा पत्र हेरेँ। अहिले तपाईँको स्वतन्त्र उम्मेद्वारहरूको पनि केही घोषणा पत्रहरू प्रकाशन भएको छ, त्यसलाई पनि हेरेँ। त्यसमा मूलत एउटा आवासको अधिकारको कोणबाट जग्गा नहुने सुकुम्बासी परिवारलाई एउटा घडे उपलब्ध गराउने कोणबाट धेरै कुराहरू आएको र कतिपय दलहरूले यो समस्याको गहिराईलाई थम्याउन नसकेको पनि मैले देखेँ। खास अहिले भूमिहीन सुकुम्बासीहरूको अपेक्षा भनेको स्वाभाविक रूपमा एउटा सुरक्षित आवासको लागि चाहिने घडेरी चाहिँ हो, तर त्यो मात्रै उहाँहरूको माग होइन र अहिलेको समस्या त्यसले मात्र हल हुने पनि होइन। मूलत एउटा भूमि सुधार, प्रगतिशील भूमि सुधारको खाकाभित्र राखेर सम्भव भएसम्म उहाँहरूलाई केही कृषिको लागि पनि, जो भूमिहीन हुनुहुन्छ सुकुम्बासी हुनुहुन्छ र कृषि काम गरिरहनु भएको छ भने उहाँहरूलाई न्यूनतम 2 कठा 3 कठा 4 कठा 5 कठा त्यो क्षेत्रमा कति जग्गा छ त्यति जग्गा दिने कोणबाट चाहिँ आउनुपर्नेमा प्रष्टसँग त्यो विषयहरू उल्लेख भएको देखिँदैन। तर एउटा सकारात्मक कुरा के छ भने सबैजसो कति जग्गा छ त्यति जग्गा दिने कोणबाट चाहिँ आउनुपर्नेमा प्रष्टसँग त्यो विषयहरू उल्लेख भएको देखिँदैन। तर एउटा सकारात्मक कुरा के छ भने सबैजसो पार्टीहरूले यो मुद्दालाई छोड्नु भएको छैन, त्यसको बुझाइ त्यसको लेखाइको गहिराई फरक फरक भए पनि यो मुद्दालाई छोड्नु भएको छैन। अघिल्ला चुनावहरूलाई हेऱ्यो भनेदेखि चाहिँ धेरैले यो समस्यालाई एउटा सामान्य एकलायनको रूपमा मात्रै लिने अवस्था थियो भने अहिले चाहिँ अलिक बढी नै अलिकति सचेतता अपनाएको हो कि जस्तो पनि देखिन्छ।
1: हजुर, यो नेपाल बसोबास बस्ती संरक्षण समाजले चाहिँ देशव्यापी रूपमा एकपटक चाहिँ नो भोट नो लाल पूर्जा भन्ने अभियान पनि चलायो होइन। अब यो यस्तो अभियान चलाउँदैमा अब समस्या समाधान त हुने होइन, उहाँहरूको माग त पूरा हुने होइन, होइन? यो अभियानलाई चाहिँ कसरी हेर्नुहुन्छ? अहिले चाहिँ त्यो अभियानले के गरिरहेको छ?
0: मैले चाहिँ त्यो अभियानलाई एउटा सकारात्मक रूपमा हेरेको छु, किनभने बहुदल आउन साथ यो समस्या हल होला भनेर अपेक्षा गरेको, अनि त्यस पछाडि भएन, त्यस पछाडि नयाँ संविधान अनि आयो, विभिन्न आन्दोलनहरू भए, अहिले पनि 72 सालमा संविधान बन्यो, कति वर्ष भइसक्यो, यो समस्या समाधान नभइसके पछाडि एउटा दबाब मूलक कोणबाट त्यो काम उहाँहरूबाट गर्नुभएको हो। यद्यपि उहाँहरूले चुनावी बहिष्कार गर्नुभएको होइन र गर्नुहुन्छ जस्तो लाग्दैन र गर्नुहुँदैन पनि। र एउटा प्रश्न म आज के कुरा भन्न चाहन्छु भने हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भूमिहीन सुकुम्बासी समुदायले पनि भाग लिनुपर्छ र अहिले आफ्नो क्षेत्रमा उठेका मध्ये यो मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सक्ने र आजको आश्वासनलाई होइन कि हिजो उहाँहरूको गतिविधि, कतिपय त बस्ती उठाउन चाहिँ रोजन लिएर आउने मान्छेहरू पनि अहिले चुनावमा उठ्नु भएको छ, त्यसलाई त चिनेर कम्तीमा पनि उसलाई भोट दिनु भएन र एउटा इमान्दार तुलनात्मक रूपमा यो मुद्दालाई राम्रोसँग बुझेको उम्मेद्वारलाई भोट दिने काम एउटा गर्नुपर्ने हुन्छ हामीले। अर्को कुरा, जसरी अहिले यो चुनावभन्दा अगाडि जुन किसिमको सक्रियता भूमिहीन सुकुम्बासी समुदायहरूमा देखिएको छ, चुनाव जितेको भोलिपल्टदेखि पनि यत्तिकै निरन्तरता तपाईँको आन्दोलनहरू अभियानहरू भयो र यो सरकारले थालेको कामलाई एउटा सठिक तरिकाबाट हामीले सघाउन सक्यौँ भनेदेखि सायद अबको 4-5 वर्षभित्रमा चाहिँ एउटा यो समस्या पूर्ण रूपमा सम्बोधन नभए पनि एउटा सन्तोष गर्न सक्ने स्थितिमा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि हामीले यो अहिले बस्ती बसोबासले गरेको जुन आन्दोलन छ त्यो चाहिँ एकदम सान्दर्भिक हो, जसले गर्दाखेरि चाहिँ एउटा यो मुद्दालाई उठाउन मद्दत पुगिरहेको छ, उम्मेद्वारहरूलाई पनि यतिसम्म बोल्न पर्ने अवस्था बनेको छ। त्यसबाहेक भूमि अधिकार मञ्चले पनि विभिन्न जिल्लाहरूमा अभियानहरू गरिरहेको छ, तर एउटा सचेत नागरिक भएको कारणले गर्दाखेरि हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भाग लिएर अझ नत्र हामीले यदि चुनावमा सक्रियतापूर्वक भाग लिएनौँ भने हामीले फेरि चुनाव पछाडि हामीले यो मुद्दालाई बलियोसँग उठाउन सक्ने आधार नभएको हुनाले त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: भनेपछि हामीले नो भोट भन्दा पनि व्यक्ति हेरेर आफ्नो मुद्दा कसले सम्बोधन गर्न सक्छ त्यो व्यक्तिहरूलाई जिताउनुपर्छ। हजुर, हामी कार्यक्रमको लगभग अन्तिमतर आइसकेका छौं। अब यो जुन अहिले हामीले नेपालमा भूमिविहीनहरूको सुकुम्बासीहरूको अवस्था अहिले यो विषयमा कुराकानी गर्यौं, अहिलेसम्म भन्नै पर्ने र भन्न मैले तपाईँलाई सोध्न छुटाएको केही भन्नु बाँकी छ?
0: धेरै कुराहरू हामीले छलफल गऱ्यौँ र यो धेरै एउटा लामो समयदेखि अत्यन्त एउटा गुजल्टिएर रहेको, अहिले तपाईँले चुनावको समयमा हेर्नुभयो भने पनि जहाँ सुकै जानुहोस्, खास गरी तराई र

0: जिल्लाहरूमा यो एउटा ठुलो समस्याको रूपमा रहेको छ र यसलाई चाहिँ अब राजनीतिक दलहरूले उम्मेद्वारहरूले अहिले चुनावमा पनि एक किसिमको बाचा गर्नुभएको छ तर त्यो बाचालाई चाहिँ यसपालि पुरा गर्ने गरेर र समस्यालाई यो खालि यसपालि चाहिँ गएर म यसो गर्छु उसो गर्छु भनेर भन्ने भन्दा पनि त्यो स्वयं सुकुम्बासीहरूको समस्यालाई पनि राम्रोसँग सुनिदिने मात्रै प्रयास गर्नुभयो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ र यो समस्यालाई समाधान गर्नको लागि एउटा नीतिगत तहमा र सरकारको तहबाट त प्रयत्न हुन नै पर्यो र राजनीतिक पार्टीमा पनि एउटा सघन खालको गहिरो खालको बहस जरुरी हुन्छ र यो स्वयं सुकुम्बासी भूमिहीन अव्यस्त बसोबासीको तर्फबाट पनि एउटा सचेत खालको प्रयास जरुरी हुन्छ सबैजना मिलेर यो समस्यालाई हल गर्नेतर्फ हामी जानुपर्छ मैले भन्न खोजेको कुरा के भने हो यो समस्या धेरै लामो समयदेखि जगडिएर रहेको छ तर पछिल्ला केही प्रयासहरू सकारात्मक छन् पर्याप्त छैन यसमा टेकेर स्थानीय सरकार समेतको तपाईँको अगुवाईमा यो कामलाई अगाडि लिएर गयो भने सायद अब आउने चुनावमा योभन्दा अलिक भिन्न खालको उहाँहरूको जाने भनौँ न आर्थिक स्थितिको बारेमा सामाजिक स्थितिको बारेमा छलफल गर्न पाइने अवस्था बनाउनतिर हामी सबैजना लागौँ भन्ने मेरो चाहिँ भनाइ छ।
1: हुन्छ जगतज्यू, यहाँले आफ्नो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो र आफ्ना कुराहरू राखिदिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
0: हस्, मलाई यो अवसर दिनुभयो, मैले आफ्नो कुराहरू केही राख्ने मौका पाएँ, केही साथीहरूको विचार पनि सुन्ने मौका पाएँ, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हौस, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौं। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रशरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनैतिक दलका नेता कार्यकर्ताहरू दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान सभा 8 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावको मिति नजिकिएसँगै कुन ठाउँमा कसलाई टिकट दिने, प्रत्यक्षतर्फ कसलाई दिने, टिकट पाउने व्यक्तिलाई त्यो ठाउँमा जित्न कति सहज छ, यस्तै विषयमा दलहरू अहिले आन्तरिक छलफल गरिरहेका छन्। अहिले नेपाली कांग्रेस पनि सम्भवतः यही काममा व्यस्त छ। नेपालको सबैभन्दा ठूलो समाजवादी लोकतान्त्रिक राजनीतिक दल हो नेपाली कांग्रेस। तर पार्टीभित्रको विवादबाट भने यो पनि मुक्त छैन। जब जब निर्वाचन आउँछ तब पार्टीभित्रको विवाद झन्झन उत्कर्षमा पुग्छ। अहिले कांग्रेस संस्थापन पक्ष र संस्थापन इतर पक्ष बीच पनि समानुपातिक सूची र गठबन्धनको बारेमा विवाद भइरहेको छ। आज हामी कांग्रेसभित्रको विवाद, यस विवादले आन्तरिक द्वन्द्वले पार्टीलाई पर्न सक्ने असर र पार्टीभित्रको विवाद अब कांग्रेसले कसरी साम्य पार्छ, यही विषयमा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीसँग कुराकानी गर्दैछौ। शंकरज्यू, तपाईँलाई स्वागत छ नेपाल चौतारीमा।
3: धन्यवाद, नमस्ते।
1: आराम हुनुहुन्छ?
3: आरामै।
1: आजभोलि एकदमै दौड़धूप होला, अब चुनावको मिति नजिकिँदैछ है।
3: म तपाईँलाई एउटा आग्रह गर्छु, पुरा राजनीति मात्र गर्दिन, म गान्धीवादी संस्थासँग जोडिएको छु, नेपालको पहिलो गैर सरकारी संस्था। त्यो संस्था मार्फत हामीले आज एउटा दुईजना भारतबाट र इन्डोनेसियाबाट अतिथिहरू मगाएर गान्धी सन्धि प्रवचन गराएका थियौँ। प्रथम राष्ट्रपति रामरण यादव आउनुभएको थियो, म त्यो कार्यक्रम सकाएर तपाईँहरूसँग आउँदैछु, अहिले उपस्थित भएको छु। यसको साथै म कांग्रेस पार्टीको घोषणापत्र लेख्ने स्थानीय घोषणापत्र लेखन समितिमा पनि थिएँ, म अहिलेको घोषणापत्र लेखन समिति संलग्न छु र पार्टीको अरू गतिविधिमा संलग्न छु।
1: हजुर, अब नेपालीहरूको महान चाड बडा दशैं आएको छ। यो बडा दशैंमा चाहिँ अब वर्षभरि भएका तितापिरा कुराहरू जुन छन् नि ती सबै विवादहरू बिर्सेर खुसी हुनुपर्छ भन्ने गरिन्छ। यो नेपाली कांग्रेसभित्र त झन्झन विवाद थपिँदैछ है। यस यो विवादले त तपाईँहरूलाई पनि पक्कै पनि तनाव पारेको होला।
3: नेपाली कांग्रेसको इतिहासका जानकारहरूलाई, यसमा लामो समय काम गरेका मानिसहरूका लागि, नेता कार्यकर्ता र नजिकबाट व्यक्तिहरूलाई यो कुनै नयाँ कुरा होइन। तर जुन शैलीले पार्टीमा सेवा दुर्गाको दोस्रोपटक अनुमोदन हुँदै गर्दा युवा पन्थका नेताहरू पनि पार्टीमा आउनुभएको थियो, त्यसमा पार्टीको हाई र्याङ्कमा प्रवेश भएको थियो, त्यसले पार्टीको निर्णय प्रक्रियामा र अरू पनि यावत प्रक्रियामा सरकार सञ्चालनमा लगायतका कुरामा केही विशेष बदलाव आउँछ भन्ने अपेक्षा थियो, त्यो अपेक्षा पूरा नभएको अवस्था पनि हो। र त्यो हिसाबले हेर्दाखेरि हामीले अहिले नेपाली कांग्रेस पार्टीले विधान मानिरहेको छ कि छैन, विधान फलो गरेको छ कि छैन त भन्दाखेरि, अहिले विधानमा लेखिएको छ कि कुनै पनि निकायको आम निर्वाचन अगाडि, चाहे त्यो प्रदेश होस्, चाहे सेङ, चाहे सङ्घ होस् अथवा पालिकाको होस्, त्यो एक महिना अगाडि उम्मेद्वार तय गर्ने भनिएको छ। त्यो हुन सकिरहेको छैन नोमिनेसनको डेटभन्दा अगाडि, र अहिले त्यही लडाएको भएको छ। र शेरवार देउवाको एउटा समस्या, वर्तमान पार्टी सभाको एउटा समस्या के रह्यो भन्दाखेरि, उहाँले कोलिसन पार्टनरहरूलाई इन्ट्याक्ट एकट्ठा राख्नमा पार्टीलाई नै अन्याय गर्नुभएको छ, र त्यस कारणले अहिलेको यो लफडा विवादहरू देखाएको।
1: हजुर, अब तपाईँले नै भन्नुभयो लामो समयदेखि यो पार्टीभित्र नै अब भनौँ न एक पक्षीय र अर्को पक्षबीच आन्तरिक द्वन्द्व चाहिँ भइरहेको छ। खासमा अब यो त अब नेपालको सबैभन्दा ठूलो पार्टी पनि हो काङ्ग्रेस। काङ्ग्रेस आफैभित्र यस्तो आन्तरिक विवाद हुनुले चाहिँ पार्टीलाई नै पर्ने असर पनि त होला नि त। पार्टीलाई कस्तो असर पर्ने देख्नुहुन्छ तपाईँ एउटा युवा नेताको हैसियतले हेर्दाखेरि?
3: कुनै पनि जीवन्त पार्टीभित्र द्वन्द अन्तर्द्वन्द चलिरहन्छ, घर्षण चलिरहन्छ, सामान्य कुरा। पार्टीभित्र द्वन्द चलेन, अन्तर्द्वन्द घर्षण चलेन, पार्टी नयाँ विचार आउँदैन, नयाँ मानिसहरू आउँदैन, पार्टीको पार्टी एउटा मोनोटोनस मोनोलिथ भएर जान्छ। त्यसले विवाद र घर्षण हुनु एकदम राम्रो हो, तर ती विवाद र घर्षणहरूले, आन्तरिक द्वन्दहरूले पार्टीको आन्तरिक जीवनमा र देशलाई पनि बदलाव हुने कुरामा योगदान गरेका छन् कि छैनन्, तिनीहरू के मुद्दा उठाइरहेका छन्, के विषयमा बोलिरहेका छन्, त्यो कुरा चाहिँ महत्त्वपूर्ण हुन आउँछ। र अहिले जुन किसिमले पार्टीको एउटा पक्ष शेरदेउवाको एउटा समूह रह्यो र अरू अर्को समूह रह्यो र देशभरिको आम कार्यकर्ता शेरदेउवालाई नै भोट हालेका कार्यकर्ताहरू खुसी नै अवस्था छ र उहाँले बोल्न सकिराख्नु भएको छैन।
1: एउटा
3: ब्रोडर फ्रेमवर्कमा हेर्दाखेरि के देखिन्छ भन्दाखेरि, म पनि गठबन्धनको पक्षधर थिएँ एउटा सैद्धान्तिक रूपमा, तर जुन शैलीले राष्ट्रपतिले अहिले नागरिकता विधेयकमा रोक्नुभयो, यो पालुवाटारबाट परास्त भएको निर्वाचित तानाशाही फेरि पनि शीतल निवासबाट निस्कन खोज्दैछ। अझै पनि हामीले केपी ओली नेतृत्वको नेकपा एमालेलाई सत्ताको तालासा सुम्पने हो भने हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो गणतान्त्रिक संविधान खतरामा पर्छ भन्ने कुरा जानेर नै काङ्ग्रेसबाट चाहिँ सिङ्गो पङ्क्ति यो उसलाई रोक्ने कुरा भनेको निर्वाचित तानाशाहीको जुन वृत्ति छ, हाम्रा संस्थाहरू भत्काउने जुन वृत्ति छ, त्यसलाई रोक्नको लागि गठबन्धनको लागि शेरबहादुर देउवाजीलाई यो ग्रिन सिग्नल दिएको हो। तर त्यसको मतलब यो होइन कि पार्टी भनेको सत्ता कब्जा गर्ने, सत्तामा जाने मात्र मेसिनरी होइन। यो कुरा मैले मेरो पुस्तक पशु सुधार छ काङ्ग्रेस अनि प्रष्ट लेखेको थिएँ। आज पार्टीका महामन्त्री गगन थापाले पनि यो कुरा बोल्नु भएको छ। उहाँले के भन्नुहोस् भने पार्टी भनेको सत्तामा जाने मेसिनरी मात्र होइन, सत्तामा पुग्ने मेसिन मात्र होइन, पार्टीका अरू पनि कुराहरू छन्, पार्टीका कार्यकर्ताको यावत डिमान्डहरू छन्, जनता एकातिर छन्। हामीले कोरोनाको कालमा सरकारले काम गरेर आलोचना गरौँ, केपी सरकार अहिले डेङ्गुले आम जनता आक्रान्त छन्, हाम्रो सरकारले डेङ्गुको बारेमा यथेष्ट काम दिन सकिरहेको छैन, उहाँले आफ्नै पार्टीको सरकारको आलोचना गरिराख्नु भएको छ र त्यसले सायद धेरै कुरा बताउँछ।
1: हजुर, अब यो विवाद जहिले पनि अब भित्र एक पक्षले अर्को पक्षको विवाद चाहिँ भइरहेको छ, तर जब जब निर्वाचन आउँछ तब तब काङ्ग्रेसभित्रको विवाद झन उत्कर्षमा पुग्छ। स्थानीय तहको चुनावलाई हेर्ने हो भने पनि त्यतिखेर पनि चुनाव के अरे यो विवाद झनै बढ्यो, अहिले पनि झनझन बढ्दैछ। हिजो अस्ति मात्रै धरना दिने कार्यक्रम पनि भयो संस्था पनि इतर पक्षको, चियापान कार्यक्रममा पनि विरोध सभा नै गरेको छ होइन। खासमा यसको समस्या कहाँनिर हो, यो ज्वरो चाहिँ कहाँनिर भनौँ न, यो समस्याको ज्वरो चाहिँ के हो?
3: यो जहिले पनि पार्टीहरूमा जुन आन्दोलनको समयमा जसले पनि योगदान गर्न सक्छ, कुर्बान गर्न सक्छ, तर निर्वाचन भनेको राज्यको नियुक्तिका पदहरू भनेको त्यसमा सीमित मात्रा अवसर हुन्छ, सीमित मात्र व्यक्तिलाई चान्स पाइन्छ। पार्टीले आन्दोलन आह्वान गर्छ, सयौँ हजारौँ कार्यकर्ता सडकमा आउँछ, तर जब संसदको चुनाव हुन्छ देशभरिबाट तपाईँले जम्मा 365 जना सरी तपाईँले देशभरिबाट जम्मा 275 जना खोज्न पाउनुहुन्छ। 275 मध्ये जम्मा आधा हराएर पनि त्यहाँ संसदमा पुग्दैन भनेको त्यो अवसरको न्यायोचित वितरण हुन्छ कि हुँदैन, अवसरको वितरण कसरी भइरहेको छ, पार्टीका कार्यकर्ताहरूको मूल्याङ्कन कसरी भइरहेको छ, पार्टीले कुन विधिबाट काम गरेको छ, पार्टीको विधानको पालना भएको छ छैन, र यो सबै पालना गर्दा गर्दै आम मानिसहरूको सरकार के छ, समयको गति कता गइरहेको छ, त्यो पार्टी नेतृत्वले बुझेर निर्णय गरेको छ कि छैन, त्यो कुरा धेरै म्याटर गर्छ। र अहिले पछिल्लो स्थानीय निकायपछि नेपाली राजनीति अहिले सबैभन्दा ठुलो संशयका बीचबाट नेपाली राजनीति गुज्रिरहेको छ। संशय इन द सेन्स कि जति हामीले 46 सालपछि निर्वाचनहरू देख्यौँ, चाहे त्यो 48 होस्, चाहे 51 होस्, चाहे 56 होस्, चाहे 64, चाहे 70, चाहे 74, यो दोस्रो गणतान्त्रिक संसदको लागि सम्मत 79 मक्सिरमा हुने गइरहेको चुनाव धेरै किसिमले एउटा डिफाइनिङ मोमेन्ट हुनेवाला छ। यसले यो नयाँ राजनीति र पुरानो राजनीतिको द्वन्द्व जुन छ, यो नयाँ दलहरू स्वतन्त्रको लहर, पुरानो दलहरू साक्षी लिन सक्छन्, त्यसको द्वन्द्वको एकदमै घर्षणको चाहिँ क्लाइमेक्स रूपमा हामीले चुनावलाई रोचक शैलीमा इन्तजार गर्नुपर्नेछ। र त्यो बेलामा नेपाली काङ्ग्रेस संस्थान पार्टीले जसले 56 सालमा नै भावी प्रधानमन्त्री भनेर बिरजा प्रसादले नै आफ्नो पार्टीभित्रको राइबललाई प्रचण्डलाई किशोर भट्टराईलाई भावी प्रधानमन्त्री भनेर चाहिँ आह्वान गरेर देशभरि जनताबाट अनुरोध गर्नु भयो, अहिले यस्तो समयमा शेरबहादुर देउवाले पनि काङ्ग्रेसमा नयाँ चेहरालाई मैले अब विश्राममा जाँदै गर्दाखेरि नयाँ चेहरालाई नयाँ राजनीति भाव भएको छ, हामीसँग पार्टीमा यस्तो युवाहरू छन् भएर उहाँले कसैलाई घोषणा गरेर जानु पर्दैन। त्यसभरि तपाईँले जनमत सङ्ग्रहहरू देख्नुभएको छ, त्यहाँ यो पपुलर सर्वेहरू देख्नुभएको छ, ती सर्वेहरूले नेपाली काङ्ग्रेस पार्टीले गगन थापालाई प्रधानमन्त्री उनीहरू घोषणा गरेर गयो भने काङ्ग्रेस एक्लै पनि बहुमत हारेर पुग्छ भन्ने देखाएका छन्, देखाएका थिए। तर त्यो कुरा नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बहसको विषय भएन। पछिल्लो दुईटा जो महामन्त्री विश्वप्रकाश शर्माले पनि गगनजीको वक्तव्यलाई समर्थन गर्नुभयो भाइ प्रधानमन्त्री रूपमा, उहाँले पनि बोल्नु भएन। र गगन थापासँग उहाँको विचार मिल्ने भनिएका समूहका केन्द्रीय सदस्यले त्यो कुरा पार्टीको आधिकारिक बैठकमा कुरा राख्नु भएन। हामी जस्तो व्यक्तिहरूले बाहिर मिडिया मार्फत त्यो कुरा बोलिरहेका छौँ, अरू नागरिक समाजका साथीहरूले बोलिरहनु भएको छ। यो सबैका बावजुद कङ्ग्रेसले गगन थापाले भने जस्तै के सीमित व्यक्तिलाई सत्ताको स्रोत, सत्ताको साधन मात्र पार्टी बनेको हो त? गम्भीर आफ्नो समीक्षा र चिन्तन मननको विषय भएको छ। र काङ्ग्रेसका कार्यकर्ताहरूमा अहिले जुन किसिमको फ्रस्ट्रेसन आएको छ, फ्रस्ट्रेसन तपाईँले चुनाव जित्नुहुन्छ हार्नुहुन्छ अलग कुरा, तर तपाईँ अवसरबाट वञ्चित गराइयो। नेपाली काङ्ग्रेस पार्टीले 165 स्थानमा आधा स्थान छोड्दै गर्दाखेरि स्वाभाविक रूपमा आधा साथीहरूले एउटा प्रतिस्पर्धाको अवसरबाट वञ्चित भए, त्यसको पार्टीको जीवनमा त्यसको दुर्गामी प्रभाव पर्नेवाला छ। र गठबन्धनको राजनीतिमा तपाईँको लोकप्रिय कार्यक्रम मार्फत के भनौँ भन्दाखेरि, गठबन्धनको राजनीतिमा त्यो भारतमा चाहे बिजेपी होस् चाहे काङ्ग्रेस पार्टी होस्, सबैभन्दा ठुलो कोलिसन पार्टनरले झन्डै 72-75% सिटहरू पाउँथ्यो प्रतिशतमा। यहाँ त कोलिसनको सबभन्दा ठुलो पार्टनरलाई साइजमा राखेर कोलिसन भइरहेको छ। काङ्ग्रेसलाई 50% खुम्च्याएर काङ्ग्रेसलाई साइजमा राखेर, काङ्ग्रेसले अरू नेकपा माओवादी बाहेक अरू दलसँग मिल्दा काङ्ग्रेसको सरकारी नबन्ने अवस्था पुर्याएर कोलिसन गराइँदैछ। त्यो कुरा पार्टी सदस्य रहेको देउवालले सहर्ष स्वीकार अगाडि बढ्नुभएको छ, त्यसले अप्रिय अवस्था सिर्जना गरेको।
1: भनेपछि अहिलेका देशको नेतृत्व गरिराख्नुभएका प्रधानमन्त्री, तपाईँकै पार्टीको सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी निर्णय गर्नुभएको हो, कसै तपाईँहरूका कुराहरू नसुनेर?
3: यो एकलौटी निर्णय भन्दा पनि पार्टीमा उहाँको बहुमत छ, पार्टीले उहाँलाई नोमिनेसन गर्ने अधिकार पनि दिएको छ। पार्टीको निर्णयको विधि भनेको बहुमतकै निर्णय मान्ने हो, अन्तिममा संख्या मानिन्छ। तर संख्या मान्नुको मतलब तपाईँले एजेन्डा लिड गर्नुभएको छ कि छैन, तपाईँले देशलाई निकास दिने एजेन्डा लिड गर्नुभएको छ कि छैन, तपाईँले आफ्नै समूहका अवोध कार्यकर्ताहरू जो छन्, जो पिर्सिएका छन्, जो बोल्न सकेका छैनन्, टिकट आधा निर्वाचन क्षेत्रमा टिकट गर्दै गर्दाखेरि त शेखर गगन समूह मात्र कटेको छैन नि त, शेरबहादुर देव समूहको साथीहरूको पनि टिकट कटेको छ। त्यो कुरालाई उहाँले कसरी एड्रेस गर्दै हुन्छ, कसरी सम्बोधन गर्दै हुन्छ त? त्यो कुरा उहाँसँग बहुमत छ, तर बहुमतको नाममा उहाँले पार्टीका कार्यकर्ताहरूमा रहेको जुन असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई उहाँले राइटफुल्ली एड्रेस गर्नुभएको छ कि छैन त? अहिलेको समस्या त्यो
1: भनेपछि यो हुन त अब तपाईँहरूले पटक पटक माग गरिराख्नु भएको छ, अब होइन शेखर पक्ष पनि भनौँ न, यो संस्थापन इतर पक्षले पनि विभिन्न कहिले बैठक गर्ने, कहिले अब धरना दिने, कहिले आन्दोलनका कार्यक्रमहरू, अब त सड़कमा पनि आउँछु पनि भनिरहेको छ एक पक्षले, होइन त्यहाँभित्र बहुमत बढी भयो सभापतिसँग, र त्यही भएर अर्को पक्षको कुरा नसुनेर यहाँ बीच अब दुई पक्षको कुरा नमिल्दा विवाद उत्कर्षमा पुग्न खोज्यो।
3: यो अरू अर्को पक्षका साथीहरूको डिमान्ड, जसले शेरबहादुर देउवासँग विमति राखेका छन् पार्टीको रणनीति पार्टी सञ्चालनमा, एउटा मत के थियो भन्दा नेपाली काङ्ग्रेस पार्टीमा, मैले कान्तिपुरको लेखमा पनि भनेको थिएँ, म जहाँ स्तम्भकार पनि छु, कि शेरबहादुर इतरको समूह, शेखर समूह, गगन समूह पार्टीले थपवटा चुनाव हार्छ केही फरक पर्दैन, तर पार्टीको सिद्धान्त मान्यता हार्नु हुँदैन। बरु कुरौँ 5 वर्ष फेरि पनि कम्युनिस्ट चलाउनु थियो, केही फरक पर्दैन, तर एक्लै सङ्घर्ष गरौँ भन्ने मत पनि थियो।
1: हजुर, तपाईँले यहाँ एक्लै सङ्घर्ष गर्नुपर्छ भनिराख्दाखेरि नेपालको सबैभन्दा ठूलो पार्टी नै काङ्ग्रेस हो, तर काङ्ग्रेस जहिले पनि निर्वाचनमा एक्लै जनता समक्ष जाने आँट गर्दैन, जहिले पनि अरूको सहारा खोज्छ। किन?
3: तपाईँले गलत बुझ्दै हुनुहुन्छ। नेपालको इलेक्ट्रल हिस्ट्रीमा 64 पार्सियल कोलिसन भएको, अहिले जस्तो भएको होइन, जम्मा 5-10 सिट मात्र छोडेको थियो, मधेसको केही भाग छोडेको होइन भने नेपाली काङ्ग्रेस 15 सालमा होस्, 48 होस्, 51 होस्, 56 होस्, 64 होस्, 70 होस्, नेपाली काङ्ग्रेस एक्लै लडेको छ। आई रिक्वेस्ट यु टु करेक्ट द्याट स्टेटमेन्ट फर्स्ट। तर अहिले विशेष परिस्थिति आएको छ, संविधान जोगाउने कुरा, लोकतन्त्रको जगेर्ना गर्ने कुरा छ, त्यो भएर कोलिसन गर्ने भन्दा भने त कोलिसन के आधारमा गर्ने, कुन शर्त लगाएर राख्ने? पार्टीको सबैभन्दा जुन बलियो पक्ष हो, त्यो बलियो पक्षको उपेक्षा गरेर कोलिसन गर्न भएन। त्यो कुरा कोलिसन पार्टनरहरूलाई सम्झाउनु पर्यो, बुझाउनु पर्यो, त्यो कुरामा शेरवहादेव कमजोरी रह्यो र पार्टीको बहुसंख्यक साथीहरूको ऊर्जालाई चुनावमा लिएर जान पर्यो सँगसँगै। पार्टी बहुसंख्यक कार्यकर्ताहरूको ऊर्जालाई बाहिर राखेर पार्टी पहिलो पार्टी बन्दैन। अहिले पनि देशभरिका सर्वेहरू देखाएका छन् वर्तमान अवस्थामा यो जुन विद्रोह गरिरहेको पक्ष छ, तपाईँलाई लाग्ला कि म कुनै पक्षको हुँ हो होइन भनेर, म कुनै पनि पक्षको कार्यक्रममा गइरहेको छैन, मैले स्वतन्त्र रूपमा अब्जर्भेसन गरिरहेको छु, हो म टिकटको आकांक्षी पनि छु नवलपुर दुईबाट। त्यो सबैका बावजुद पनि अहिलेको पार्टी सभापतिले, किनकि उहाँले पनि पार्टी पनिलाई फुटाउनु भएन, उहाँले पार्टी फुटाइसकेपछि उहाँलाई एउटा सहज अवस्थामा जहिले पनि गिरिजा प्रसादले सुशील कोइराला स्थान दिइराख्यो 40% जुन भावभन्डाको सुरुवात थियो, र अरे बाबु त्यो समूहलाई तपाईँ 40,000 कम्ती 30 त दिनुहोस्, उनीहरूलाई खुसी त बनाउनुहोस् कम्तीमा, त्यति कुरा हो।
1: हजुर, अब यो गठबन्धन अब लामो समयदेखि, विगत भनौँ 2 महिनादेखि नै, अब जहिले पनि सिट बाँडफाँड, आज शीर्ष नेताको बैठक बस्छ, भोलि कार्यदलको बैठक बस्छ,
3: जसरी हामी कुनै बेला अन्तिम संविधान बन्ने बेलामा, गणतान्त्रिक संविधान जारी हुने बेलामा बैठकहरू, शीर्षमा बैठक बसेको बसै त्यही बासी समाचार तपाईँहरूले सुनाउने, हामीले सुन्ने, त्यही कुरा भइरहेको। अहिले 2 महिनादेखि गठबन्धनको बैठकको नाममा आम कार्यकर्तालाई, आम जनतालाई जुन अन्याय भएको छ यो सर्वथा गलत छ, र शेरबहादुर देउवाले दोस्रो पटक पार्टी सभापति हुँदै गर्दा यो प्रवृत्ति उहाँले बदल्नुहुन्छ भन्ने लागेको थियो। उहाँको जुन यो एडक प्रवृत्ति भन्छ भनेको, यसलाई के भन्ने, यो तदर्थवादमा चल्ने उहाँको शैली हो, अन्तिम समयमा निर्णय गर्ने र आफूले देशभरिको ओपिनियन लिड गर्ने गरी जनतालाई कार्यकर्तालाई कुरा बुझाउन नसक्ने, अन्तिम समयमा निर्णय गर्ने र अन्तिम समयमा निर्णय गर्दाखेरि कहिले काहीँ पार्टीलाई घाटा पनि हुने गरेको छ, उहाँले आफ्नो गलत पानीहरू सुधार्नु भएको छैन, त्यसैले अहिले समस्या भएको र काङ्ग्रेस पार्टीको नेताले र प्रधानमन्त्री भनेको देशको पनि, पार्टी सभापति भनेको पार्टीको प्रथम प्रवक्ता, पार्टी सभापति त्यसको महामन्त्री भन्दा प्रवक्ता भन्दा पनि पार्टी सभापति नै प्रथम प्रवक्ता हो, र प्रथम प्रवक्ता नै स्वयं आफ्नो ओपिनियन मेकर धारणा बनाउने व्यक्ति हुनुपर्छ, र उसले आफूले गरिरहेका कामहरू कार्यकर्ता र जनतालाई बुझाउनु पर्छ, त्यो कुरामा किन कोलिएसन गरेको, हामीले किन हामीले यो वातावरणमा किन झुलाइएको छ, किन यत्रो चाहिँ अल्झाइएको छ, त्यो कार्यकर्ताको सेन्टिमेन्टलाई डाउन गर्नको लागि मात्र अल्झाएर झुलाएर राख्नु, तपाईँले सुन्दारा गरेर हेर्नुहोस्, बसपार गरेर हेर्नुहोस्, विगत 1.5 महिनादेखि कार्यकर्ताहरू काठमाडौँमा छ, उनीहरूको इकोनोमी, उनीहरूको आस्था के गरेर चलेको, चुनावमा गर्नुपर्ने खर्च, टिकट माग्ने कुरामा स्वतन्त्रको सूचीमा पर्दामा खर्च भएको छ, बडो बिजोग अवस्था छ, त्यसको कुना कुनाबाट साथीहरू आउनु भएको छ, यो काङ्ग्रेसको हकमा मात्र, यो एमालेको हकमा पनि त्यस्तै भएको छ, माओवादीको हकमा पनि त्यस्तै भएको छ, राप्रपाको हकमा पनि सायद त्यस्तै भएको छ, त्यही भएर यस्तो दुरावस्था छ।
1: हजुर, यो गठबन्धनले चाहिँ काङ्ग्रेस पार्टीलाई फाइदा पुग्छ या बेफाइदा?
3: पार्टीको जीवनमा यस्तो क्षणहरू आउँछन् जति बेला पार्टीले आफूले प्रथम हुने या दोस्रो हुने कुरा बिर्सेर देशको लागि केही न केही गर्नुपर्छ। यो अहिलेको चुनावमा गरिएको गठबन्धन पनि त्यस्तै, मैले तपाईँलाई भनिहालेँ, केपिएलको नेतृत्वमा अघिल्लो पटक झन्डै 2/3 सरकार बनेको थियो, त्यो सरकारले डेमोक्रेसीको फन्डामेन्टलमा, हाम्रो संविधानको फन्डामेन्टलमा प्रहार गर्यो, दुईपल्ट संविधान विघटित भयो, त्यसलाई बालुवाटार विस्थापित गरियो, त्यो बालकोट पुगेको छ, त्यो पार्टी दुईटाबाट एउटा बन्छ, पार्टी 3 टुक्रा भइसकेको छ, केपिओलीका सहयात्रीहरू काङ्ग्रेस नै पार लगाउँछ भनेर काङ्ग्रेस शरणमा आउनु भएको छ, राष्ट्रपति अहिले नागरिकता विधेयकमा संसदको कार्यकारिणी जुन अधिकार हो, विधायकी अधिकार हो, त्यसलाई कुल्चेर बस्नु भएको छ, देशमा जनता भन्दा निर्वाचन भन्दा ठुलो केही पनि हुन सक्दैन, राष्ट्रपतिले कुल्चेलाई गरेर त्यसले के सन्देश दिए भन्दाखेरि कोलिसनलाई अझ थप जस्टिफाई गरेको छ, गठबन्धनलाई अझ थप जस्टिफाई गरेको, तर त्यो गर्दै गर्दाखेरि पार्टीको बहुसंख्यक कार्यकर्ताहरूलाई 90% 100% कार्यकर्ताहरूलाई शेरबहादुरले सँगै लान सक्नु भएको छ कि छैन, किन उहाँभन्दा पनि लोकप्रिय मत ल्याएको महामन्त्रीले आज त्यस्तो गम्भीर वक्तव्य दिनुभयो त, पार्टीभित्र विद्रोह गर्ने बेला भएको छ भनेर यो कुरा मनन गर्नु,
1: भनेपछि पार्टीलाई फाइदा पुगोस् वा न बेफाइदा होस् यसमा म सरकारको विषय भएन, जसरी पनि यो के अरे संविधान अनुसार अहिलेको जुन तपाईँले भन्नुभयो नि त्यो गठबन्धन अहिलेको आवश्यक छ अहिलेको समय अनुसार होइन, यसले पार्टीलाई जे पुगोस्,
3: हामीले यो शिशुबाट बालक भन्दै गरेको गणतन्त्र जोगाउने हाम्रो दायित्व छ, त्यसको लागि हामीले संविधान जोगाउनु परेको छ, कम्युनिस्टको केपी ओलीको विकासको मोडल, सुशासनको मोडल पनि गतिलो भयो, समुन्नति पनि दिनु परेको छ, संविधान पनि जोगाउनु परेको छ, र त्यति बेला आफ्नो विचार नमिल्ने पार्टीहरूलाई सँगै हिँडाउनु परेको छ, एउटा प्रमुख शत्रुलाई, प्रमुख प्रतिद्वन्द्वीलाई साइडमा राखेर जसले डेमोक्रेसी खण्डलाई प्रहार गर्छ, त्यो काङ्ग्रेसको लागि यो जटिल काम भएको छ, त्यो जटिल काम उमेरले पनि एउटा नेत्रो काटेको उहाँ अनुभवले पाएको हुनुहुन्छ अन्डाउटेडली। उहाँले डेमोक्रेसी फन्डामेन्टलमा प्रहार गर्ने काम गर्नु न शेरबहादुर थापाले, एउटा राम्रो पक्ष छ। र त्योसँगै के अहिले 21st सेन्चुरीको आम जनताले आम कार्यकर्ताले मनोभावना उहाँले बोक लिन सक्नुहुन्छ? मूल प्रश्न त्यो।
1: तपाईँहरूले अब यसो भनिराख्दाखेरि होइन, गठबन्धन अहिलेको आवश्यक हो भनिराख्दाखेरि अझै पनि तल्लो तहका जुन हाम्रो गाउँमा तपाईँहरूलाई भोट दिएर जिताउने हाम्रा कार्यकर्ता जनताहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ किन बुझाउन सक्नु भएन? उहाँहरू जहिले पनि असन्तुष्ट छन्, काँग्रेस एक्लै गए पनि मजाले जित्न सक्ने पार्टी हो तर अरूकै सहारामा जान्छ भन्ने कुरा त उहाँहरूको असन्तुष्टि छ नि त, तपाईँहरूले किन बुझाउन सक्नु भएन त?
3: तपाईँको प्रश्न फेरि प्रश्न गर्न चाहन्छु। काङ्ग्रेस एक्लै जाँदा जितेको पनि छ, हारेको पनि छ। र नेपाली मतदाता सचेत छन् कि कुनै पनि पोलिटिकल पार्टी ब्याक टु ब्याक पावरमा आएको छैन। 48 काङ्ग्रेस आयो, 51 एमाले आयो, 56 काङ्ग्रेस आयो, 64 काङ्ग्रेस एमाले सेटब्याक खायो, माओवादी आयो, फेरि 70 माओवादी सेटब्याक खायो, काङ्ग्रेस आयो, फेरि 74 काङ्ग्रेसले सेटब्याक खायो, एमाले र माओवादी आए। र अहिले स्वाभाविक रूपमा हाम्रो जुन राजनीतिको निर्वाचनको चक्र थियो त्यो चक्रबाट काङ्ग्रेसको बहुमत आउने पालो अथवा प्रथम पार्टी हुने पालो थियो, त्यो कुरा कसैले रोक्न सक्थेन, त्यो अनडाउटेडली हो। तर अहिले समस्या के पर्यो भन्दाखेरि 51 सालमा गणेशमानजीले गिरिजा प्रसादले चलाएको सत्ता परिचालन जुन शैली थियो त्यसका विरुद्धमा उहाँले खुलेआम विद्रोह, जागरण अभियानकामा विद्रोहको आह्वान गर्नुभएको थियो। अहिले मैले कता कता 51 सालको जागरण अभियानको झल्को देखिरहेको छु र त्यो जागरण अभियान नभएको काङ्ग्रेस पार्टीको 150 सिट आउँथ्यो, काङ्ग्रेस पार्टी 86 सिटमा रोकिन्थ्यो, त्यो त्रिसङ्घको संसदमै त्यस्तो हुने भयो। अहिले पनि कतै त्यो अहिले पार्टीको असन्तुष्ट खेमाको डिमान्डलाई मागलाई सामान्य अति सामान्य मागलाई सम्बोधन नगर्दाखेरि 51 सालको जस्तो हालत हुने हो कि काङ्ग्रेस पार्टी अहिले दोस्रो दल नै खुम्चिने हो कि कोलिएसनको त ठुलो पार्टनर बन्न त दोस्रो दल खुम्चिने हो कि भन्ने भए देखा परेको छ। र काङ्ग्रेसको असन्तुष्ट जमातलाई र अरू जमातलाई प्रतिपक्षी नेताले केपिओले प्ले गरिरहेको अवस्था छ। यो कुराको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी सभापति शेरबहादुर देउवा अलिक गम्भीरतापूर्वक उहाँले मनन गर्नुपर्ने छ। कार्यकर्ताको असन्तुष्टि बिना, कार्यकर्ताको चित्त नबुझाइकन चुनावमा एउटा डिभाइड हाउस लिएर, अब्राहम लिंकनले भने जस्तो अ डिभाइड हाउस क्यानट स्ट्यान्ड इन इट्सेल्फ भने जस्तो, विभक्त काङ्ग्रेसलाई एकतापूर्ण नबनाइकन 56 सालमा गिरिजा प्रसादले किसुनजीलाई अघि लगाए जस्तो गरेर अगाडि नबढिकन गाह्रो छ।
1: भनेपछि पार्टीभित्रको असन्तुष्ट पक्षहरूको पनि माग सम्बोधन गरेर सभापतिले चाहिँ होइन अगाडि बढ्नुपर्ने आवश्यक छ अहिलेको।
3: एकदमै
1: यदि यसो भएन भने फेरि पनि तपाईँले भन्नुभयो 2051 सालकै जस्तो अवस्था दोहोरिन सक्छ।
3: मैले त्यो माइल्डली मैले कता कता त्यसको चाहिँ पूर्वानुमान र आभास भइरहेको छ। तपाईँले जस्तो पार्टीको कार्यकर्ताको पार्टीको सदस्यता तपाईँले हरण गर्न सक्नुहुन्छ तर उसको त्यो देशको नागरिकता हरण गर्न सक्नुहुन्न। तपाईँले यो देशको नागरिकता हरण गर्न सक्ने भइसकेपछि उसको चुनावमा विद्रोह गर्ने बगावत गर्ने अधिकार तपाईँले हरण गर्न सक्नुहुन्छ, स्वतन्त्रमा गरिदिन्छ अथवा अर्को पार्टीमा गएर मुजा दिन सक्छ। त्यसरी त पार्टीको भोटलाई घाटा हुन्छ। पार्टीमा लामो समय 30 वर्ष 40 वर्ष 50 वर्ष काम गरेका सिनियर साथीहरू हुनुहुन्छ, उहाँहरू ग्राउन्डमा लोकप्रिय पनि हुनुहुन्छ, उहाँहरूले जित्ने भनिएको ठाउँमा लोकप्रिय भएको ठाउँमा पुलिस यावत कुराहरू छ, त्यो सम्बोधन राम्रोसँग भएको छैन।
1: हजुर, भनेपछि अब तपाईँ पनि पार्टीभित्रको एउटा युवा नेता हो होइन, यो ठाउँमा यस्तो यस्तो गल्ती भइरहेको छ, यो ठाउँमा अगाडि यसरी बढ्नु पर्यो भनेर त्यसरी अब सभापति देउबाहरूलाई तपाईँले भन्नुपर्ने, तपाईँहरूको पनि त बीचमा रोल खेल्नुपर्ने, तपाईँ जस्ता युवा नेताहरूको पनि त काम होला। तपाईँहरूले चाहिँ के गर्नुभयो त यो पार्टीभित्रको द्वन्द्वहरूलाई अलिक कम गर्न, होइन मुख्य रोलहरू तपाईँले कस्तो खेल्नुभयो?
3: तपाईँ एकदमै प्रश्न उठाउनुभएको छ, सही प्रश्न उठाउनुभएको छ। तपाईँले मलाई फलो गर्नुभएको भए मैले मेरा लिखतहरूमा मेरो स्तम्भ मार्फत, मेरा लेखहरू मार्फत, मेरो अन्तर्वार्ताहरू मार्फत सिङ्गो पार्टी कार्य समिति समक्ष राखिरहेको छ। जरुरी छ पार्टी चुनाव लड्ने स्नेरी मात्र होइन, पार्टीलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्छ, नयाँ युवाहरूलाई चान्स दिनुपर्छ, पार्टीको एग्जिट सिस्टमलाई बेहतर गराउनुपर्छ, त्यो हाम्रा मागहरू छन्। मैले त पार्टी महाधिवेशनमा मैले किताब पनि निकालेको थिएँ, नेपाली कस्तो जान्छ काङ्ग्रेस, त्यसमा मेरो एउटा मात्रै सिङ्गल पोइन्ट एजेन्डा छ कि हाम्रो देशको लोकतन्त्रलाई अहिले समस्या भएको पार्टीका नेताहरू रिटायरमेन्ट नलिएर हो, पार्टीको एग्जिट सिस्टम नभएर हो। तपाईँको नेतृत्वमा पार्टी चुनावमा जान्छ, चुनाव हार्छ, तपाईँ राजीनामा गर्नुहुन्न, नैतिक जिम्मेदारी लिनु त्यो कुरामा बाध्यकारी बनाउने कि नबनाउने, यावत कुराहरू छन्। हामीले कुराहरू उठाइरहेका छौँ, आवाज उठाइरहेका छौँ, तर पार्टीको केन्द्रीय कार्यसमितिमा रहेका साथीहरूले जुन स्ट्राटेजी बनाएर पार्टी सभापतिलाई घेराबन्दी गरेर उहाँलाई सही निर्णय बनाउनु पर्थ्यो, त्यो कुरामा युवा नेताहरू पार्टीभित्रको विपक्षी पङ्क्ति पनि चुकेको छ र त्यसको मूल्य पार्टीले चुकाउने सम्भावना ज्यादा देखिरहेको छ।
1: भनेपछि पार्टी अब सभापतिले राजीनामा दिएर युवा आउनुपर्छ, युवा आएपछि अब राम्रो भनौँ न तपाईँको पार्टी एक भएर एक ढिका भएर अगाडि जान्छ भन्ने भनाइ हो?
3: मेरो भनाइ त्यो होइन। तपाईँको कुरामा केही पनि कुरामा कम्तीमा यो प्रश्नसँग म समाउन सक्दिनँ। शेरबहादुर देउवाको कार्यकाल 4 वर्ष कार्यकाल हो, उहाँ निर्वाचित भएर आएको 1 वर्ष पनि पुरा भएको छैन र यो सबै हिसाबले गर्दाखेरि उहाँलाई काम गर्न दिनुपर्छ, तर उहाँले सचिनुपर्छ। यदि यो निर्वाचनमा काङ्ग्रेस पार्टी पहिलो पार्टी भएन, प्रथम चुनाव हार्यो भने दोस्रो कुरा होइन भने उहाँलाई काम गर्न दिनुपर्छ, तर उहाँले काम गर्दै गर्दाखेरि पार्टीभित्रको असन्तुष्ट पक्षलाई खुसी बनाउनु भति भएन। उहाँलाई हिजो कम्तीमा सुशील कोइरालाले कम्ती गिर्जा पछाडि दिएको स्पेस उहाँले पार्टीभित्रका विपक्षी साथीहरूलाई दिनुभएको छैन, त्यति कुरा पुरै

0: भइरहेको छ यो विवाद होइन, अब कतिपय सड़कमै आउनुपर्ने अवस्था पनि आइरहेको छ। अब के गर्यो कसले के गर्यो भने चाहिँ पार्टीभित्रको यो विवाद मिल्छ र पार्टीलाई पनि फाइदा हुने हुन्छ, यसका लागि कसले के गर्नुपर्छ?
1: मैले तपाईँलाई सुरुमै आग्रह गरेँ कि पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको सभापति हुनेभन्दा गठबन्धनको नेता हुने कुरामा आनन्द लिइरहनु भएको छ। पार्टीभित्रको असन्तुष्ट पक्षको सहयोग नलिए पनि मैले कोलिसनका पार्टनरहरूको सहयोगबाट मेरो चुनावी अभियान पार लाग्छ भन्ने उहाँ गलत भ्रममा हुनुहुन्छ। पार्टीलाई एकट्ठा गरेर विपक्षी दलमा चाहिँ घेरा टुक्रियाएर त्यहाँ विभाजन बढाएर मात्र काम गर्न सक्ने उहाँले पार्टीभित्रको उहाँले विपक्षी दलमा खेल्न सक्नु भएको छैन र उहाँले पार्टीभित्रको विभाजन ल्याउन सक्नु भएको छैन, त्यसले राम्रो लक्षण देखाइरहेको छैन। त्यसो भन्दै गर्दा पार्टीका असन्तुष्ट साथीहरूको नेताहरूको पनि जनव्यापक दायित्व छ। बहुमतले गलत निर्णय गर्यो भने अल्पमतले टुलुटुलु हेर्ने कि के एक्सन लिने भन्ने बारेमा उहाँहरूले एउटा सत्याग्रहीका माध्यमबाट पार्टी नेतालाई डिलिसन जाने, पार्टी कार्यमा धर्ना जाने र तपाईँले यो गर्नुभयो भने यो ठिक हुँदैन भने, किनकि त्यो अर्को असन्तुष्ट पक्षले जे कुरा गरिरहेको छ त्यो आम कार्यकर्ताको पनि बोली हो, त्यो आम कार्यकर्ताको पनि बाणी हो। त्यही भएर तपाईँहरू यो बारेमा प्रश्न गर्नुहुन्छ, बहस गर्नुहुन्छ, टिबेट चलाउनुहुन्छ, पत्रिकाहरू देख्छन् होइन। त्यही भएर दुवै पक्षको दायित्व छ, शेरबहादुर पक्षको पनि दायित्व छ, अरू पक्षको पनि दायित्व छ, त्यसमा सबभन्दा धेरै शेरबहादुर पक्षको दायित्व छ।
0: अब त्यो भित्रै पार्टीभित्रकै सभापतिलाई भन्नुपर्ने ठाउँमा अब पार्टी कार्यालयमा गएर धरना दिएर सड़कमा आएर उहाँले कुरा सुन्नुहुन्छ त?
1: त्यो धरना भनेको दबावको रणनीति हो, दबाव दिनको लागि पार्टी कार्यालय उपयुक्त थलो हो। नेपाली काङ्ग्रेस पार्टीले यस्ता बैठकहरू बालोटारा नगर्ने पनि भनेको थियो, त्यो पार्टी कार्यालयमा गएर आधिकै ठाउँमा गएर धरना दिने जस्तो तपाईँ त्यसरी बुझ्नुहोस्।
0: अब यो समग्र
1: नेपाली र तपाईँलाई कुरा भनौँ, क्वेसन होल्ड गर्नु होला, नेपाली काङ्ग्रेस पार्टीको इतिहासमा बालुवा टारबाट बाँडेको टिकट नेपाली काङ्ग्रेस पार्टीलाई एउटा 56 सालमा पाए धेरै फापेको छैन।
0: हजुर, जुन यो काङ्ग्रेसको आन्तरिक विवाद अहिले जुन गठबन्धनमा भइरहेको समस्या अथवा यो गठबन्धनले गर्दाखेरि भनौँ न विशेष गरेर निम्त्याएको समस्याले चाहिँ लोकतन्त्रलाई चाहिँ कतिको असर पार्छ?
1: तपाईँले एकदम ठिक प्रश्न उठाउनुभयो। नेपाली काङ्ग्रेस पार्टी संकटमा परेको बेलामा लोकतन्त्र विरोधी शक्तिहरू हावी भएका छन्। त्यो कुरा 56 सालमा राजाले टेकओभर गरेको बेला होस्, 56 सालको संसद, तेस्रो संसदपछि राजाले टेकओभर गरेको बेला होस्, अथवा अहिले पछिल्लो समय नेपाली काङ्ग्रेस पार्टीले जुन अडान स्पष्ट अडान लिन आनाकानी गर्यो त्यसले पनि केही केपी ओलीको निर्वाचित तानाशाहलाई पटुर गर्नमा त्यसले पनि केही समस्या गरेको थियो, यी यावत कुराहरू छन्। तपाईँको स्टेटमेन्टमा धेरै मानिसमा सहमत हुन सकिन्छ, किनकि त्यो जसरी गिरिजा प्रसादले 48 देखि 56 को गल्ती, 58 को गल्ती अथवा राम्रो कुरा, विशेष गरी 51 देखि 56 को 58 को जुन गल्तीबाट उहाँ पाठ सिकेर राइज गर्नु भयो, माथि जानु भयो, राजाले चुनाव घोषणा गर्दा राजाले चुनाव घोषणा गर्नु चुनाव गराउनलाई घोषणा गरेका होइन, तानासामा लान चाहन्छन् चुनाव गराउन चाहनु निष्कर्षमा पुग्नु भएको थियो। अहिले पनि देश फेरि नयाँ सङ्कटमा जाँदैछ पनि तपाईँलाई, फेरि पनि केपी ओलीको सेट शीतल निवासमा बालोटारमा आउने हो भने देशको गणतन्त्रलाई दिएको हुने छैन, संविधानलाई दिएको हुने छैन। त्यो कुरा कार्यकर्तालाई बुझाउनु पर्नेछ, त्यो उनीहरूलाई बुझाउँदै गर्दा उनीहरूलाई केका निम्ति त्याग गर्न लगाएको कि शेरबहादुर देउवाको सत्ता निरन्तरता, शेरबहादुरको सानो समूहको सत्ता निरन्तरता, उनीहरूले पाउने लाभांशको लागि सबैले त्याग गरिराख्नु पर्नेछ। मलाई पनि साथीहरूले सोध्नु भएको छ, म तपाईँलाई कुरा राख्न चाहन्छु, शङ्करजी तपाईँ जस्तो युवाहरू घोषणा पत्र लेख्नु स्थानीय तहको, फेरि घोषणा पत्र समितिमा हुनुहुन्छ, तपाईँले घोषणा पत्र लेखेर फेरि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुभएपछि तपाईँ यो युथ बाहिर रहन मिल्दैन। उहाँको स्पष्ट आग्रह मैले भने पार्टी सिस्टममा काम गरेपछि मैले कुरालाई सामान्य रूपमा लिनुपर्छ, तर अहिले चुनाव मुखमा आउँदै गर्दाखेरि यी कुराहरू असामान्य जाने बन्दै जाने कि देखिरहेको छु।
0: भनेपछि भए त तपाईँलाई पनि लागिरहेको रहेछ?
1: हो, हामीले यो कुरालाई एकदमै सिरियसली हेरिरहेका छौँ। पार्टीमा जुन 15 सालमा बिपी कोइरालाले कसरी टिकट म्यानेज गरेर बाँड्नुभयो, 48 सालमा कसरी बाँडियो, 51 मा कसरी बाँडियो, 56 मा कसरी बाँडियो, 64 मा कसरी बाँडियो, 70 मा कसरी बाँडियो, शेरबहादुर देउवाले कम्तीमा 56 को 64 को र 70 को टिकट वितरणलाई उहाँले निकट अतीतकै कुराहरू हेर्नुभयो भने, 74 मात्रै हेर्नुभयो भने यो त एकदमै चुर्कीको भरमा यौँ छिनको छिन।

0: फु गरे चाहिँ के कुनै कुरा छ, त्यो कुनै ठुलो कुरा छैन, तर उहाँलाई कुन तत्त्वले उहाँलाई हल्झाइरहेको छ, भल्झाइरहेको छ, त्यो चाहिँ रहस्यमय छ।
1: हजुर, अब कार्यक्रमको हामी अन्तिमतिर आइसकेका छौँ। यो विषयमा मैले तपाईँलाई सोध्न छुटाएको र तपाईँले भन्नै पर्ने के छ?
0: तपाईँले एकदमै महत्वपूर्ण विषय उजागर गर्नुभएको छ आज नेपालमा लोकतन्त्रको हित चाहनेहरूले कङ्ग्रेस पतन पार्टी बनाओस् कम्तीमा, किनकि यो पछिल्लो 5 वर्षमा प्रथम गणतान्त्रिक संसदको समयमा काङ्ग्रेसले मात्र यो देशमा चाहिँ डेलिभरी गर्न नसक्ने रहेछ भन्ने जुन एउटा न्यारेटिभ्स, एउटा कथन संकथन निर्माण गरिएको थियो, काङ्ग्रेसले 48 को 15 को अनि त्यसपछि 56 को चाहिँ बोमा जोगाएन, काम गरेन भन्ने थियो। 15 सालको त छुट्टै संविधान थियो, राजा थिए त्यहाँ, राजालाई बाँधिएको थिएन, राजाले काम गर्न दिएन। 48 सालमा काङ्ग्रेसको आन्तरिक विग्रहले चलेन, 56 मा आन्तरिक विग्रहले चलेन, हामीले त्योभन्दा एक तह माथिका सोच्नुपर्ने रहेछ। कम्युनिस्टहरू पनि झन्डै द्वितीय आउँदा पनि चलेन। हाम्रो पद्धतिमा भन्दा पनि हाम्रो नेताहरूको जुन चिन्तन प्रणाली छ, नेतृत्वमा जाने व्यक्तिहरूको त्यसमा पो समस्या रहेछ कि भन्ने सोच्नुपर्ने छ। त्यो सबैका बावजुद कङ्ग्रेसले काङ्ग्रेस पार्टीको इन फाइटिङमा, पार्टीको आन्तरिक द्वन्द्वमा संस्थाहरूलाई दाउमा राखेको छैन जति कम्युनिस्ट पार्टीहरूले गर्यो। काङ्ग्रेसले जहिले पनि सिस्टम भित्रबाट विकल्प दियो, चाहे त्यो गिरिजा प्रसाद 51 निर्वाचन घोषणा गर्दा होस्, अथवा 56 मा किसुनजीपछि गिरिजा प्रसाद, गिरिजा प्रसादपछि शेरबहादुरलाई पदाधिकारी दिँदा होस् भनेको, कहिले पनि काङ्ग्रेसले अस्ट्रक्सन अफ द कोसिस गरेन। तर यो बिचमा तपाईँले देख्नुभयो, राष्ट्रपतिले केपी ओलीलाई दोस्रो शपथ खुवाउनै नमिलेको थियो, शपथ पनि खुवाउनु भयो। यस्ता यामक कुराहरू, काङ्ग्रेस जहिले पनि एउटा लको, रुल अफ लको शासन, ह्युमन राइटको सम्मान, जनताको आजीविकाको सवाल र विदेश नीतिका बारेमा र सम्पत्तिको अधिकारका बारेमा काङ्ग्रेस सबभन्दा धेरै प्रष्ट भइरहेको छ, अझै धेरै प्रष्ट हुने बेला छ। अहिले जुन नयाँ राजनीतिक भाव मैले तपाईँलाई भने, त्यो काङ्ग्रेस पार्टीले शेरबहादुर देवा सबैभन्दा धेरै सिजन्ड पोलिटिसियन, सबैभन्दा सिजन्ड स्टेट्सम्यान भएकाले उहाँले बुझ्नु होला भन्ने लागेको थियो। म अझै पनि आशावादी छु काङ्ग्रेसभित्रको यो विग्रह यो थप 2 दिनमा साम्य भएर एउटा सहमतिमा पुगेर नयाँ उत्साहका साथ पार्टी चुनावमा एक्लै पनि प्रथम हुने र कोलिएसन सरकार भन्ने अवस्था पुग्छ भन्ने मैले विश्वास दिएको छु। र त्यो कुराको लागि पार्टीका दुईटै पक्षधर साथीहरू सौहार्दपूर्वक वार्तामा आउनुपर्छ। बहुमतले पनि अल्पमत खेल्नु हुँदैन र अल्पमतले पनि बहुमतलाई अवज्ञा गर्नु हुँदैन। बिपी कोइरालाले स्पष्ट भन्नुभएको छ, पार्टी भनेको एउटा वृहत परिवार हो, एउटालाई दुईवटा अर्को साथीलाई टुक्नुपर्छ, सहमति र सुशील कोइरालाले भने जस्तै गिरिजा प्रसाद भने सहमति, सहकार, एकता मात्रै आदर बाटो हो। यो कुरा मैले काङ्ग्रेसका दुवै थरी, दुवै क्याम्पका साथीहरूलाई तपाईँ कार्यक्रम मार्फत भन्न चाहन्छु।
1: हुन्छ, यहाँलाई हामीलाई समय दिनुभयो र काङ्ग्रेसभित्रको विवाद र अब काङ्ग्रेसले गर्नुपर्ने निष्कर्षको बारेमा तपाईँले भन्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँलाई।
1: हस्त, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी आउने नै छौं। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्र सराखण्डका पनि बिदा चाहन्छु। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओ कुसुम, छा मैले स्कुलभरि खोजेँ, यो त यहाँ पो आएर बसिरहेको छ। लौ, यो त रोएर पो बसिरहेको छ, किन रोगी त के भयो भन् न, किन रोगी?
3: त्यत्तिकै
2: नै गइरहन्छ, कुरुक्क भन् त।
3: मेरो रिजल्ट, म दाइलाई के भनेर मुख देखाउने?
2: किन, के भयो त्यो रिजल्ट?
3: डागी सरले भने क्लास भरिकै लास्ट भयो अरे म।
2: ला हो र,
3: सबैको अगाडि भन्नुपर्छ त। भन्छ गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
2: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखी सधेन।
3: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानुपर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्थे त्यो।
2: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन, भयो अब नरो, जे हुनु भयो।
3: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
2: त्यसो नभन्न, कस्तो रहेछ?
3: म क्लासमै लास्ट हुन त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई,
2: तनुको सियाए रे नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
3: कसले भन्यो तँलाई?
2: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
3: अब त्यसले मलाई झन् धाकिदिन्छ होला।
2: त चिन्ता नगरको छौँ, यदि त्यसले केही भन्यो भने त्यसलाई जानेछु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जाऊँ घर।
3: नै जाँदिनँ म, घरमा दाईलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
2: अब जे हो त्यही भन्यो नि, अरू के भन्छस्?
3: होस् जानु, दाईले मार्नुहुन्छ।
2: अब मारे मर्दे, अरू के गर्ने त?
3: नाकेरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 38/300 खुम्बे।
2: हे कुसुम, जेपिटी नबोले, मेरो नि त्यही बी प्लस आता हो नि।
3: अब के गर्ने भन्न गौरी, मैले त केही सोच्नै सकिनँ।
2: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
3: के
2: गाली भनेको के?
3: ए गौरी, आज तेरो घरमा जान्छु है म।
2: ओके छ त, हिट जम
3: नै होस्, जान ल गौरी।
2: किन नि फेरि?
3: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला बरु। बरु यो रिजल्ट त लैजान है।
2: अनि घरमा चाहिँ के देखाउँछ सर?
3: घरमा रिजल्ट नै आएको छैन भन्छु।
2: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
3: घरमा म पास भए भन्छु।
2: ए के भन्छ यो, घरि पास घरि फेल? ए
3: मेरो मार्कसिट तँ लिएर जा भनेको कि।
2: के भन्छ भन्छ?
3: भगवान, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको कि, अब बुझिस्?
2: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जाउँला। तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्, तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ भन् त मलाई।

0: साउजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिउँ न।
1: ए ल, पक्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि होइन अङ्कल?
0: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छे, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छि। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा 100 रिचार्ज दिउँ त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुवासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडेर हिँड्नुहुन्छ।
3: बाबा दिनेश अङ्कलले 2 गत्ता साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ।
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ रे, तपाईँसँग कुरा नै गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाट लिएर जाउँला, यहाँ चिउरा नि सकिन लागेको छ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र? अनि कताबाट आइपुग्यो त आज?
2: म आज तिमीसँगै कुरा गर्न भन्दा आएको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचेको पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलि प्रष्ट भन न, के कुरा गर्न खोज्या हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै हिँड्छौ रे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे उसले।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्तो वाइगात कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेको छु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेको छ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नबन्नु ल।
3: के को जेपिटी? अरूको के कुरा, तिमीले मैलै फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठाने छौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। यी यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हो?
3: होइन भनेर नजितै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोज्या भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजबाट मेरो इन्सल्ट गर्दै हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा, काम सकियो?
1: सकियो, खै उता छोरो।
0: होइन, आज के भयो यति चाँडै सुत्न पो लाग्यो त?
1: जे भयो नि भयो नि,
0: हेर न फेरि उता फर्केर सुत्यो कि। रमा, यता हेर न, यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएछ कि। रमा, रमा प्यारी,
1: मलाई हेर्नु मन छैन, आफै हेर, बरु भोल्युम चाहिँ अलिक कम गर, मलाई निन्दा लगाइसक्यो
0: यति चाँडै।
1: अनि के गर्नु त?
0: लो के भयो, झर्को र फर्को पो छ त, किन रिसाइकिर तिमी? के भयो भन त?
1: जे भयो नि, तिमीलाई मेरो कुरा सुन्ने फुर्सद भए पो त।
0: के भने नि त्यस्तो, के भयो तिमीलाई भन त?
1: केही भएको छैन, मलाई सुत्न देऊ।
0: सुत सुत, आफ्नो कमाइ भएन भने सबैले हेप्छन् भन्नुहुन्थ्यो आमाले। हो रहेछ,
1: मैले कहिले त्यस्तो कुरा गरेको छु र?
0: त्यसो भए के हो भन त, के आमाले के भन्नुभयो तिमीलाई?
1: छैन।
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त?
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो।
0: पहिले त टाइममै हुन्थ्यो होइन र?
1: सधैँ टाइममै हुन्थ्यो र त, टेन्सन भयो नि।
0: होला नि त, किन चिन्ता लिन्छौ?
1: खै खाना पनि खासै खान मन लाग्दैन, सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि।
0: ल अब हुनै भने, त्यसमा दुःखी हुनुपर्ने कुरा नै के छ र भन त? खुसी हो न टक्क लाएर
1: भयो खुसी, दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ, तिमीलाई त के छ र?
0: ल जे हुनु भइगयो के रमा, यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर।
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न।
0: अब किन टेन्सन लिनु पर्यो र, झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ, सम्झ त।
1: अहिलेसम्म त्यही एउटा भएको छोरा त छेउ पर्न माने छैन, छोरी भयो भने यस्तो त्यस्तो रे कति न।
0: अब पारा आउँछ कि रमा, तर
1: किन
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भयो होला जस्छ।
1: के गर्न त खोजिरहेछौ त, यहीँ के गर्दा हुँदैन?
0: खै यता पनि खासै केही होला जस्तो लागेन रमा, अब हाम्रो घरको अवस्था तिमीलाई पनि थाहा छँदैछ।
1: जे जस्तो छ त्यसैमा चलौँला नि, चल्दैछ त।
0: चल्न त चलिरहेछ नि रमा, मलाई पनि त रहर छ नि, टन्न पैसा कमाउँला, सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला, अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने।
1: खै पहिला नि गएकै हो, खासै केही भएन, अब गएर नि भने जस्तो कमाइ होला भन्ने पनि छैन नि।
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो, के गर्नु?
1: उत्सव
0: भन न,
1: यदि बच्चा बसेकै हो भने नि, यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ, पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो।
0: हुन त हो नि रमा, अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ, मैले यसो गरिन उसो गरिन, सँगैको साथीले यसो गरिसके तैँले केही गरिनस्, सुन्दा सुन्दा म त वाक्क दिक्क भइसके।
1: आ भन्नेले जे नै भन्छ नि, अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि, घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ।
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र, अब फेरि विदेश जाने भनेर सबैतिर भनिसके, अब एक दुई साल त हो, यसो दुःख गर न, घरमा आमा हुनुहुन्छ छोरो छ, किन चिन्ता लिन्छौ?
1: अँ आमाको बानी थाहा छ त सँग तिमीलाई।
0: त्यस्तो केही हुन्न के रमा, सुर्ता नल्यो, अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त?
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो उत्सव, सन्देश पनि सानै छ, दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त, मलाई पनि गाह्रो हुन्छ नि।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? यसको सही उत्तर हो क्रिकेट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल, सोलु खुम्बुबाट सृजना तामाङ, डडेलधुराबाट निरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? प्रश्न फेरि एकपटक, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 81
2: यो पर्ला दाई त नगर्नु भने सुन्नु भएन
3: रोपाइमा आएर सुकिलो मुकिलो भइन्छ त सुकिलो मुकिलो भएर धान रोप्न त मन्त्री सांसद हुनुपर्छ हो
2: ए भने नलाग्ने है तपाईँलाई पनि पठाउ न ल ए खोजे होइन
4: कसले जित्ने हो कसले हार्ने हो
3: रिता
2: बाउजूलाई चाहिँ केही नगर्ने मलाई मात्रै हिँड्दै हिँडै बनाएर गयो
4: हाम्रो पाला त गए अब
2: इन्दु बाउजू कुन बेला आइपुग्नु भएको तपाईँ म चाहिँ तपाईँले बोलाउनुहुन्छ भने बसेँ तपाईँ त अघि नै आइपुग्नु भएछ नेता दाईले भनेपछि पो थाहा पाएँ
5: ए मैले प्रेम कुमारी काकीलाई म जाँदै गर्छु भनेर भनेको थिएँ त
2: काकीले भन्नुभएन
5: आमा त धारातिर जानुभएको थियो
2: ए खै मलाई पनि त्यो मुठा बिउ दिनु त रिता बाउजू
4: इन्दु ल यो बिउ त देऊ त
2: लाउनु कसो इन्दु बाउजू तपाईँ अलि परे जानु त
5: यहाँ अलि साँगुरो छ तपाईँ ऊ रिता दिदी भएको ठाउँमा मेलो लिनु न है
2: ए हुन्छ
5: रिता बाउजू अलि उता जानु त म यतातिर गर्छु
4: कसो कसैलाई ठाउँ धेरै चाहियो जस्तो छ म चाहिँ तल्लो गराउन जान्छु है तिमी पनि जाने भए आऊ है इन्दु
5: म यहीँ रोप्छु तपाईँ पनि यहीँ रोप्नु न कस्तो रमाइलो भइरहेको थियो
4: रमाइलो गर्न म किन चाहेर दुनिया हँसाउन सक्ने मान्छे यहाँ छँदैछ नि ए
2: रिता बाउजू किन जानुभएको इन्दु बाउजू
5: मलाई के सोध्नुहुन्छ रिता दिदी किन गइन् भन्ने कुरा तपाईँ आफैलाई थाहा छँदैछ नि
2: खै मैले त रिता बाउजूलाई केही नराम्रो गरे जस्तो त लाग्दैन पुरै समाजलाई नै खलबल्याउने काम गर्नुभएको छ त्योभन्दा अरू नराम्रो के हुन्छ र
5: मैले हरिसँग बिहा नगरेर समाज नराम्रो हुन्छ कि क्या हो मैले आफ्नो जीवनको लागि के गर्दा राम्रो हुन्छ त्यसरी सोच्न पनि नपाउने भन्ने छ र
2: खुब राम्रो गरेँ भन्ने लाग्छ होला होइन तपाईँलाई हेर्नु कुसुम हरिसँग बिहे नगरेर तपाईँले एकदम ठुलो गल्ती गर्नुभयो
5: मैले गल्ती सल्ती केही गरेको छैन बाउजू जिन्दगी बिताउनै नसक्ने मान्छेसँग बिहा गरेर पनि हुन्छ त भन्नुहोस् त तपाईँ
2: खै तपाईँलाई के चाहियो म त बुझ्नै सक्दिनँ हरि जस्तो सबै कुरामा सम्पन्न मान्छे पाउँदा पनि नहुने
5: हरै छ बुझे सबै
2: अहिले त केही होइन कुसुम हेर्दै जानु यो समाजले तपाईँलाई टिक्न दिँदैनन् घरको न घाटको हुनुहुन्छ तपाईँ अझै समय छ मैले भने मान्नुहुन्छ भने हरिसँग बिहे गर्नुहोस्
5: नाइ बाउजू जसले जे भने पनि भन्नुहोस् म त एक बिहा गर्दिनँ दुई बिहा गर्दिनँ
2: यस्तो ढिट मान्छे त तपाईँ होइन कुसुम कतै हरिसँग बिहा नगर भनेर तपाईँलाई कसैले उचालेको त छैन नि
6: अनि मान्छे त घरमै रहेछन् त आज अझ लुगा पनि धुँदै रहेछन्
7: के हो यस्तो स्वप्ना हो कि बिपना हो
6: ए थाहा भएन त्यही लुगा धुन लागे पनि टाउकोबाट हाल अनि थाहा हुन्छ के हो भन्ने
7: बस न बस
6: अनि के हो आज त म आउन थालेको छु भनेर काम देखाउनको लागि लुगा धुन थाले हो कि क्या हो
7: त्यस्तो त केही होइन हेर न हल्का माटो लागेको रहेछ त्यही भएर धुन थाले अनि फेरि आफ्नै काम पनि कसलाई देखाउँछ र
6: है तर खासमा तिमी यति जागरिलो मान्छे त होइनौ
7: किन तिमीले कोही जागरिलो मान्छे भेट्यो र
6: फेरि जे पाइते चाहिँ नबोला न
7: अनि मलाई चाहिँ किन मुटुमै चस्स घोच्ने गरी भने त
6: ए मुटुमै पो घोच्यो तिमी त चल्ता फिर्ता मान्छे तिमीलाई पनि त्यस्तो हुन्छ र अचम्म
7: के भनेको त्यो चाहिँ
6: अब भयो भयो अब केही थाहा नभए जस्तो नगरे हुन्छ साथीहरूले तिम्रो बारेमा के के कुरा भनेका छन् त्यो पनि मैले मेरो यो दुइटा कानले मजाले सुनेको छु
7: ल के सुन्यौ र
6: खै आयुषको त छुट्टै संसार छ भन्दै सुनाउँदै गर्दै थिए कस्तो संसार रहेछ भनेर म नि हेर्न आएको
7: धन्न आएछौ अचल मलाई यस्तो कुरा सुन्ने मन लाग्दैन यो माया प्रेम विश्वास सब लफडा
6: ओहो अचम्मको कुरा सुनियो त अनि कहिलेबाट रहेछ यस्तो साधु सन्त भएको चाहिँ
7: परिस्थितिले बनायो यस्तै
6: ए अझ अनि खै त तिम्रो घरबेटी देख्दिन त छैनन् कि क्या अहिले
7: बजार गएको छन् यहाँ भएको भए त अहिलेसम्म के भइसक्थ्यो?
6: कस्तो के भइसक्थ्यो भन्नाले?
7: यहाँ गिद्धी खान्छ त्यो बुढाले नि।
6: किन र?
7: बुढाको बानी त्यस्तै छ, कोही केटी आयो कि नानीको घर कहाँ होला, आयुसँग के नाता पर्छ होला, शङ्का गरेर हैरान गर्छन्।
6: अब तिम्रो बानी पनि त्यस्तै भएर होला नि त, जो पाए त्यसलाई कोठामा बोलाउने, खै के जाति गर्ने, घरबेटीलाई डिस्टर्ब गर्ने, अनि घरबेटीले बाँकी राख्छ नि त।
7: अब एक शब्द नबोल है, नत्र फेरि यही लुगा धोएको पनि छापिदिन्छ नि।
6: मारिदिन्छु नि म त। तर हेर आइस, म घरबेटी भएको भए त नि तिमीलाई त म उहिले घरबाट निकालिदिइसक्थेँ। त्यसमाथि झन् त्यस्तो रोगै लागिसक्यो मान्छे धन्न।
7: त्यसरी घरिघरि वचन बाँध्न हान न हो रोजिना।
6: किन? फेरि मुटुमा च्वास्तै घोच्यो कि क्या हो? हेर न नबोला। ओए, तिमी त साँच्चै कि निस्तुरी नै हो क्या आइस।
7: किन नि?
6: कुनै बेला त रुगा लाग्दा पनि फोन गरेर भन्थ्यौ त, अहिले त बिरामी भएर सिकिस्त हुँदा पनि थाहा दिएनौ।
7: पहिले त तिमीलाई पनि त मेरो चिन्ता हुन्थ्यो नि, अब अहिले त मेरो कुरा सुन्ने इच्छा पनि त हुनु पऱ्यो नि तिमीलाई, होइन र?
6: ए अझ म नै त्यस्तो है? ठिकै छ नि त, मलाई बिर्सिदेऊ न त।
7: बिर्सिनलाई त्यति सजिलो छ नि है? तर नि रोजिना, मलाई गाह्रो भएको बेलामा तिमीलाई धेरै नै मिस गरेको थियो, बुझ्यौ?
6: होला होला, त्यही भएर मलाई पनि बाह्र रुपियाँ लागेको थियो फेरि घरफाडी
7: हो के
6: पत्याए त मैले भयो। उहाँ मलाई बिर्सेर खोइ कोट डिम्पल हो कि चिम्पलसँग हिँडेको थियो भने सुनेको थिएँ।
7: तिमीलाई डिम्पलको बारेमा पनि थाहा छ है?
6: थाहा हुँदैन त, अझ के कुरा सुनाएको छन् साथीहरूले, के थाहा पाउँदैन भन्ने लागिरहेको थियो। ल ल भयो भयो, अब धेरै आ नपढाऊ। यति बुझ कि तिम्रो बारेमा मलाई हिस्ट्री जियोग्राफी सबै एक एक थाहा छ।
7: रोजिना
6: के भयो?
7: साँच्चै तिमीले मेरो बारे सबै कुरा थाहा भएर पनि मलाई अझै उस्तै माया गर्छौ त?
8: ओइ सन्देश, चाल न गोटी छिटो। ल ल ल, चौका चौका चौका चौका, यस क्या त मेरो गोटी काट्नु पर्छ तिमीलाई, नजिस्का है अहिले फेरि म।
9: ल नरिसा, खेला त लौ, अब खेलमा हार जित त भइहाल्छ नि छोरी, अब मेरो पालो होइन त।
8: बाबा बाबा, मेरो गोटी चाहिँ नकाट्नु है।
9: अच्छा छ आयो भने त म काटिदिन्छु छोरी, आइज आइज आइज, छक्का फेत्तेरिका जम्मा तिन।
8: ढोका
9: खुल्लै छ त, किन चिच्चाको उत्सव? यहाँ भित्रै आउन।
10: भित्रै आउनु र टक्कै लाएर यो सन्देशलाई मासु मनपर्छ भनेर एक पाउ खसीको मासु ल्याएको थिएँ, भुटबाट पारेर खुवाउन अबेर होला कि भनेर।
9: अबेर होला होइन, भइसक्यो। अब सबेर हुने त भोलि बिहान मात्रै हो।
10: ए हो र,
9: तिमी खेल न,
10: अबेरै पो भइसक्यो।
8: खाना
10: पकाउनु पर्ने मेरो बुद्धि। ल ल बाबु, फटाफट मासु पकाउँछ, आइज।
9: उसले खाइसक्यो उत्सव, हामीसँग खाइसक्यो।
10: ए टक्क लाएर खानै खाइसक्यो।
9: अब काकी र रमा पूर्णिकालाई लिएर उपचार गर्न गएदेखि तिमी हरेक दिन साँझ रक्सी खाएर आइरहेछौ, अब सन्देशले सधैँ हामीसँगै त खाइरहेछ नि।
10: त्यही भएर त झन् आज छोरोलाई मासु पकाएर खुवाउँछु भनेको। यसलाई त म कति माया गर्छु दाइ, तर के गर्नु, यसले मेरो माया नै बुझ्दैन।
9: त्यही त उत्सव, अब कति माया गर्छौ भन्ने कुरा त मैले पनि देखिरहेको छु नि।
10: सन्देश हिँड माथि सुत्न जाउँ, आइज।
9: किन नि बाबु?
8: बाबा कस्तो गनाउनु हुन्छ, म बाबासँग नसुत्ने।
10: लुन्दी मुर, आफ्नो बाउलाई नै गनायो भन्छस्? माथि हिँड्छु सुत्न।
9: माया गर्छु भन्छौ, यस्तो मुडी पाराले कसरी बच्चालाई स्याहार्छौ?
10: साँच्ची भनेको हो कि जगत दाई, यसलाई म एकदमै माया गर्छु, तर खै यसले पनि त भनेको मान्नु पर्यो नि। टक्क लाएर भनेको मानिदिए मैले किन यसलाई रामधलाई गर्थेँ र भन्नु त।
9: म विचार गरिरहेको छु उत्सव, यो 8-10 दिन तिमीले दिनदिनै रक्सी खाइरहेछौ।
10: जग्गा दाइ पनि छोरो सुध्रियो त बाउ एकैछिन सुध्रिहाल्छ नि टक्कै लाएर, होइन र?
9: खै मलाई त सन्देश तिमीले भने जसरी बिग्रेको जस्तो लाग्दैन।
10: तर पनि त दाई यस्तो झगडालु नभइदियोस्, सधैँ हाँसी खुसी भइदियोस् र पो म पनि सन्देशको बाउ हुँ भनेर छाती ठोक्नु पाउँछु भने यो गर्दा ठ्याक्कै उल्टो छ भने अनि हुन्छ?
9: होइन बच्चाले यी सबै कुरा कोबाट सिक्ने हुन् र अरू? तिम्रो छोराले तिमीहरूबाटै, मेरा छोरीहरूले हामीबाटै, अब त्यही होइन र चुरो कुरो?
10: खै दाई होला सायद, तपाईँको जति बुद्धि यो मेरो खोपडीमा भइदिएको भए यस्तो हुन्थेन कि दाई।
9: अनि अलिअलि त तिमीले नि विचार गरेकै रहेछौ त, आफ्ना छोराछोरीसँग उनीहरूका इच्छा बुझ्ने, उनीहरूसँग नजिकिने, खेल्ने, पढ्ने, लेख्ने गरे पो हुन्छ त। गर्न चाहिँ केही कोसिसै गर्नु छैन, अनि छोरो नै त्यस्तै छ भन्नुको चाहिँ म केही तुक देख्दिनँ है उत्सव भाइ।
10: हुन त ज्ञान बाँडिराख्न दाइले जति अरू कसले सक्छ र होइन, तर तपाईँले भने जस्तो सजिलो हुँदो रहन्छ। मैले लाख कोसिस गरेँ होला दाई, तर हाम्रो केटो सुध्रनेवाला छैन दाई।
9: के गरे तिमीले लाख कोसिस?
10: ल
9: गरे त केही देख्दिनँ म, आफू चाहिँ रत्तिभर पनि 20-19 नहुने, अनि छोरो कुटेर तल आउँछु भन्दा हुन्छ? यो भन्दा ठुलो मूर्खता त अरू केही हुन्छ जस्तो लाग्दैन है मलाई।
10: होइन दाइ
9: मेरो पुरा कुरा सुन पहिला, सन्देश सुध्रियोस् भन्ने चाहेको भए सबभन्दा पहिला तिमी सुध्रिनुपर्छ।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? यसको सही उत्तर हो 5 जना। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट खुमकुमारी घिमिरे, सुर्खेतबाट धनचरा बिक, सिन्धुलीबाट युनिक तामाङ र ओखलडुङ्गाबाट दीपनारायण दाहाल विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ? प्रश्न फेरि एकपटक, नेपालमा धान दिवस अर्थात दही चिउरा खाने दिन भनेर कहिले मनाइन्छ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसी चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा रहेर चुनावी मुद्दाका बारेमा छलफल गर्दैछौ। आज हामी नेकपा एमालेका चुनावी एजेण्डा के कस्ता छन् भन्ने विषयमा नै केन्द्रित हुनेछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज शुक्रबार, आज पनि निर्वाचनसँगै सम्बन्धित अर्को एउटा विषयमा हामी छलफल गर्न आएका छौँ र आजको विषय चाहिँ छ चुनावी मुद्दा के कस्ता छन्, त्यसमध्ये विशेष गरी नेकपा एमालेको। आजको विषयमा छलफल गर्नको लागि मसँग नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ। विशाल भट्टराईज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद।
1: हजुर, अब हामी चुनावको अहिले चुनावको तयारीमा छौँ। अब करिब 58 दिन बाँकी छ, 2 महिनाभन्दा पनि कम बाँकी छ। छोटोमा भनिदिनु, अहिले नेकपा एमाले चुनावको तयारी कसरी गरिरहेको छ?
3: खास गरी निर्वाचन भन्ने बित्तिकै सम्बन्धित राजनीतिक पार्टीको एजेन्डा र उम्मेद्वार महत्वपूर्ण दुईटा पक्षहरू हुन्छन्। हामी नेकपा एमालेको अहिले तयारीको सिलसिलामा कमरेड ईश्वर पोखरेलको नेतृत्वमा विज्ञहरू सम्मिलित एउटा घोषणापत्र तयारी समिति बनेको छ र त्यो समितिले अनवरत रूपमा काम गरिरहेको छ र विभिन्न क्षेत्रका विज्ञहरू, जानकारहरू, अनुभवी व्यक्तित्वहरूसँग राय परामर्श लिने मात्रै होइन, आम रूपमा पब्लिकसँग पनि हामीले खुला रूपमा सुझावहरू आह्वान गरेका छौँ। आगामी दिनमा 5 वर्षका लागि नेकपा एमाले कस्तो नीतिहरू अख्तियार गर्नुपर्छ भन्ने कुरामा हामी सुझाव मागिरहेका छौँ र पार्टीभित्रका सम्पूर्ण विभागहरू, जिम्मेवार व्यक्तिहरू, तलका सबै कमिटीहरू सबैसँग सुझाव सङ्कलन गर्ने काम अहिले भइरहेको छ। दोस्रो पक्ष भनेको निर्वाचनको उम्मेद्वार पनि हो, किनभने हामी पहिलो हुने निर्वाचित हुने प्रणालीमा 60% सिट संख्या हाम्रो छ भने 40% समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था हामीले गरेका छौँ। यसलाई हामीले मिश्रित निर्वाचन प्रणाली भनेका छौँ। 60% सिटमा जब प्रत्यक्ष निर्वाचन हुने र जनताले प्रत्यक्ष निर्वाचित गर्ने भनेपछि स्वाभाविक रूपमा एजेन्डा सँगसँगै उम्मेद्वार पनि अगाडि आउनै पर्छ। उम्मेद्वारलाई हेरेर उम्मेद्वारको चरित्र, व्यवहार, काम, क्रियाकलाप, एजेन्डा र उसको व्यक्तित्व हेरेर पनि मतहरू प्रभावित हुन्छन्। त्यो उम्मेद्वार छनौटको काम पनि एक हिसाबले समानुपातिक तर्फको हामीले निर्वाचन आयोगमा बन्द सूची प्रस्तुत गरिसकेका छौँ भने प्रत्यक्ष तर्फको घनीभूत तयारीमा छौँ र छिटोभन्दा छिटो प्रत्यक्ष तर्फका उम्मेद्वारहरू पनि हामी तय गर्ने तयारीमा रहेका छौँ। अर्को सँगसँगै के हो भने निर्वाचन भन्ने बित्तिकै अब हाम्रो अहिलेको प्रणालीले सितिमिति कसैको पनि बहुमत नआउने हुनाले एक वा सोभन्दा बढी राजनीतिक पार्टीहरू मिलेर उठ्ने एउटा पहिलेदेखिको एउटा प्रचलन पनि छ। त्यसो भएको हुनाले चाहिँ कुन कुन राजनीतिक पार्टीहरूसँग हाम्रो विचार मिल्छ, एजेन्डा मिल्छ र चुनावमा सँगै जान सकिन्छ भन्ने कुराको खोजी पनि गरिरहेका छौँ। यसर्थमा निर्वाचनको तयारीमा नेकपा एमाले घनीभूत रूपमै तयारीमा छ र अब यसमा एउटा जोडिएको पक्ष के हो त भने यस बेला चाहिँ हाम्रो पार्टी र गठबन्धनका बीचमा प्रतिस्पर्धा हुँदैछ। त्यो गठबन्धन 2078 सालको असार 28 गतेको सर्वोच्च अदालतको फैसलापछि निर्माण भएको गठबन्धन हो र त्यो गठबन्धनमा पाँचवटा राजनीतिक दलहरू देखिएर हुनुहुन्छ, घोषित रूपमै हुनुहुन्छ भने त्यस बाहेक पनि अरू एमालेसँग नमिलुन् भनेर अरूलाई पनि त्यसमा आबद्ध गर्न प्रयास उहाँहरू निरन्तर जारी राख्नु भएको छ। त्यस यस अर्थमा चाहिँ यदि हाम्रो पार्टीसँग पनि मिल्न कुनै चाहने राजनीतिक दलहरू आउनु भयो भने उहाँहरूसँग स्थानीय स्तरमा तालमेल गर्ने प्रयास पनि हामी गरिरहेका छौँ। यस अर्थमा चुनावका यी बहुआयामिक पाटामा एमाले लागिरहेको छ।
1: अघि यहाँले भन्नुभयो नि हामी घोषणा पत्रको अहिले निर्माणको क्रममा हुनुहुन्छ भन्नुभयो र यहाँ आगामी 5 वर्षको लागि चाहिँ कस्ता नीति बनाउने, कस्ता एजेन्डाहरू तय गर्ने भनेर कुरा गरिरहनु भएको छ। हामी किन 5 वर्षसम्म मात्रै सोध्छौँ? यो जस्तो चुनावभन्दा अगाडि आउने चाहिँ घोषणा पत्र बनाइन्छ अनि सोध्छौँ हामी 5 वर्ष मात्रै, फेरि दीर्घकालीन अलि दिगो विकास दिगो चाहिँ रूपमा चाहिँ समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ, कसरी रूपान्तरण गर्न सकिन्छ भनेर चाहिँ हामी त्यो लेभलसम्म किन पुग्न सकिरहेका छैनौँ? नेकपा एमालेको मात्रै होइन,
3: एमालेको कुरा गर्ने हो भने हामीले 10 राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले अख्तियार गर्नुपर्ने नीतिहरूको बारेमा हामीले व्यापक रूपमा छलफल गरेर प्रतिवेदन पनि पास गरेका छौँ। त्यसभन्दा अलि अगाडि हामीले भिजन नेपाल भनेर एउटा झन्डै 300 पृष्ठको बुक प्रकाशित गरेका छौँ। भिजन नेपालको मूलभूत भित्रको त्यसमा अन्तर्य के हो त भन्दाखेरि अब नेपालले अख्तियार गर्ने भिजन कस्तो हुन्छ, कसरी हामीले दीर्घकालीन रूपमा नेपालको विकास गर्न सम्भव छ भन्ने कुराको चाहिँ खोजी नीतिमा हामी लागेका छौँ। यस अर्थमा चाहिँ 5 वर्षको घोषणा पत्र त 5 वर्षै हुन्छ, किनभने त्यसपछि आवधिक निर्वाचन 5 वर्षमा हुन्छ। हाम्रो सरकार बन्यो भने हामी 5 वर्षमा के गर्छौँ भन्ने कुरा त्यसमा उल्लेख हुन्छ, बुँदागत हुन्छ, राष्ट्रिय जीवनका सबै क्षेत्रलाई हामीले त्यसमा समेटेका हुन्छौँ। सँगसँगै कतिपय कुराहरू चाहिँ दीर्घकालीन पनि हुन्छन्, जस्तो कि हामीले 20 वर्षमा यति मेगावाट बिजुली उत्पादन गर्छौँ भनेर लेखेका हुन्छौँ, त्यसका लागि त 5 वर्ष के गर्ने भन्ने कुरा हुन्छ। 5 वर्षपछिको पनि कतिपय त्यसमा प्लानिङहरू हुन्छ, जस्तो कुनै एउटा मेगा प्रोजेक्ट सुरु गर्नु पर्यो भने त्यो सम्भवतः 5 वर्षमा पुर्याउन हामीलाई गाह्रो हुन्छ। जस्तो कि मानौ पूर्व पश्चिम रेल मार्गको कुरा गरौँ, रेलको कुरा केपी शर्मा ओलीले नै उठान गर्नुभयो नेपालको सन्दर्भमा र हामीले त्यसलाई अगाडि पनि बढायौँ, कतिपयले उडाउने पनि काम गरे, तर त्यो नभई नहुने अपरिहार्य र दुनियाँका हरेक देशहरूमा भइरहेकै कुरा हो। तर रेल मार्ग चाहिँ 5 वर्षमा सम्भव छैन, किनभने अरू राष्ट्रसँग जोड्ने रेल मार्ग पनि हाम्रो अन्तर्देशीय रेल मार्ग पनि अलिकति दीर्घकालीन प्रोजेक्ट नै हो। आन्तरिक रूपमा हाम्रो देशभित्रका सहरहरू र ग्रामीण भेगहरूलाई जोड्ने रेल मार्ग पनि अलिक दीर्घकालीन महत्वकै हुन्छ। एकछिनलाई मैले उदाहरण मात्रै भन्न खोजेको, यस अर्थमा चाहिँ दीर्घकालीन भिजन पनि हामी त्यसमा राख्छौँ र मूलत 5 वर्षभित्र सरकार बनाएर हामी के गर्छौँ भन्ने कुरा चाहिँ हामी घोषणा पत्रमा समेटेका हुन्छौँ।
1: अब जस्तो कस्ता मुद्दा एजेन्डा चाहिँ लिएर जनतामा जाँदै हुनुहुन्छ, अलिकति विशेष के छन्, जस्तो पहिलेका भन्दा विशेष के छन्?
3: यसपल्ट अब घोषणा पत्र नआइकन मैले अगाडि नै भने पनि त्यति धेरै सान्दर्भिक नहोला, किनभने घोषणा पत्र तयारी गर्ने एउटा समितिले घनीभूत रूपमा काम गरिरहेको छ, सबैको राय सुझाव पनि लिइरहेको छ। अलिकति त्यसको अन्तर्यमा नगइकन म बाहिर बाहिर अलिकति सर्फेसली म एक दुईवटा कुरा के भन्न चाहन्छु भने विशेषतः यो चुनावमा हामी जनताका बीचमा स्थायित्व र विकासको कुरा नै मेन एजेन्डाको रूपमा लान्छौँ, किनभने हाम्रो मुलुक चाहिँ 2007 सालमा लामो राणा शासनबाट मुक्त चाहिँ भयो, तर त्यसपछि पनि नेपाललाई हामीले आधुनिकतातर्फ लान सकेनौँ। त्यस बेला नै करिब करिब चाहिँ विकासको बाटोमा लागेका छिमेकी राष्ट्रहरू र अरू देशहरू पनि राम्रैसँगले अग्रगतिको बाटोमा लागे, तर हामीले सही बाटो पक्रिन सकेनौँ र 7 साल पछिका कयौं सरकारहरू पनि वर्षदिन नकट्ने खालका सरकारहरू बने। 15 सालमा निर्वाचन भएरै आएको दुई तिहाईको सरकार पनि 18 महिनाभन्दा बढी टिक्न सकेन। त्यसपछि पञ्चायतकाल त्यस्तै रह्यो, बहुदल आइसकेपछि पनि कहिले पनि न संसदले 5 वर्ष कार्यकाल पूरा गर्यो, न सरकारको कोही प्रधानमन्त्री 5 वर्ष हुन पाए। अहिलेसम्म नेपालमा 5 वर्षको प्रधानमन्त्री देशले देख्नै पाएन। यो खालको जुन सुखद दुःखद अवस्था हो, त्यो दुःखद अवस्थालाई हामीले अन्त्य गर्न खोजेका थियौँ। अघिल्लोचोटि पनि प्रयास गर्यौँ, तर एक्लै बहुमत नआउने भएपछि एमाले पार्टनर खोज्यो, तर हामीले जे अपेक्षा गरेका थियौँ त्यो अनुरूपको 5 वर्ष स्थायी सरकार हामीले दिन सकेनौँ। जसले गर्दा जनतामा एउटा नकारात्मक छाप परेको छ। यसपटक हामी जनतालाई के भन्छौँ भने हामी अब जोडजाड गरेर आएका छैनौँ, एक्लै आएका छौँ। हामीलाई अहिले बहुमत दिनुभयो भने हामीले 74 सालमा प्रारम्भ गरेका दीर्घकालीन विकासका जे योजनाहरू छन्, हाम्रा जे सपनाहरू छन्, त्यो सपना पूरा गर्न हामी लाग्छौँ भनेर हामी जनताका बिचमा यसपल्ट जान्छौँ। र किन हामीले पार्टी एकतालाई जोगाउन सकेनौँ, किन हामीले स्थायित्व विकासको नारालाई व्यवहारमा रूपान्तरित गर्न सकेनौँ भन्ने कुरा, केही हाम्रा तर्फबाट भएका कमीहरू छन् भने त्यसलाई हामी आत्मालोचना पनि गर्छौँ, हामी सच्याउन पनि तयार छौँ। तर जनतालाई हामी के भन्छौँ भने दुनियाँको कुनै पनि राष्ट्रको इतिहास पढ्यो भने गठबन्धनबाट राष्ट्र निर्माण भएको रेकर्ड छैन, किनभने गठबन्धन आफैमा कुनै राजनीतिक विचार सिद्धान्तमा आधारित होइन, त्यो केवल फगत एउटा चाहिँ बहुमत आर्जन गर्नका लागि खडा गरिएको झुण्ड जस्तो मात्रै हो। त्योसँग दीर्घकालीन कार्यक्रम पनि हुँदैन, दीर्घकालीन महत्त्वका कुनै सपनाहरू पनि हुँदैनन्, किनभने उनीहरूको एउटै मकसद हुन्छ, त्यो भनेको आफू बहुमतमा पुग्ने केही मान्छेहरू मन्त्री प्रधानमन्त्री मिलेर खाने जस्तो हुन्छ। त्यसो भएको हुनाले चाहिँ खास पार्टीगत रूपमा यो चुनाव लड्ने त एमाले हो, त्यस कारणले गर्दा एमालेलाई मतदान गर्नुहोस् भनेर पनि हामी जनताका बिचमा आह्वान गर्छौँ। अब दीर्घकालीन महत्वका आयोजनाहरूको हकमा त मैले अघि भनिहालेँ, हामी लामो एउटा पिछडिएको अवस्थाबाट गुज्र्यौँ। यसपल्टको मूल एजेन्डा नेपालको के हुनुपर्छ भने हामी परनिर्भर अर्थतन्त्र र रेमिटान्सको भरमा देश चल्यो, हाम्रो आफ्नो राष्ट्रिय उत्पादन केही भएन, निर्यात गर्ने वस्तु असाध्यै कम छ, आयातमुखी अर्थतन्त्र भयो, सधैँ व्यापार घाटा बढ्यो, पुँजीगत खर्च राम्रोसँग हुन सकेन, यी चिजहरूलाई सच्याउनका लागि हाम्रा आन्तरिक कानुनी र अरू जति पनि कमजोरीहरू छन् त्यसलाई सच्याउनु पर्छ, र सँगसँगै राष्ट्रिय उत्पादनलाई कसरी अब बढोत्तरी गर्ने, कसरी हामीले निर्यात गर्ने वस्तु देशभित्र उत्पादन गर्ने, हामीले त्यो गर्न सकेनौँ भने देश श्रीलङ्काको बाटोमा जाने खतरा छ, हामीसँग विदेशी मुद्रा सञ्चिति असाध्यै कम छ, जब शोधनान्तर घाटा यो रूपमा रहिरहन्छ भने देशले आर्थिक उन्नति प्राप्त गर्न सक्दैन, रोजगारीको सिर्जना हुन सक्दैन, राष्ट्रिय उत्पादन नहुने बित्तिकै स्वाभाविक छ हाम्रा सारा युवाहरू विदेशमा रोजगारीका लागि भौतारिनु पर्छ, यसले हाम्रो देश विकासको बाटोमा जाँदैन। त्यसको अनुभवको हुनाले पाखुरी भएका श्रम शक्ति भएका लगानी गर्न सक्ने हाम्रो त्यो युवा जनशक्तिलाई देशभित्र लगाउनका लागि हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउनु पर्यो, औद्योगिकरण गर्नु पर्यो, राष्ट्रिय पुँजीको विकास गर्नु पर्यो, र देशभित्रका सबै उद्योग कल कारखानाहरूलाई हामीले प्रमोसन गर्नुपर्छ। त्यस कारणले एमाले यसपल्ट यी कार्यक्रमहरू सहित चाहिँ चुनावी मोर्चामा जान्छ।
1: अब यो एजेन्डा अथवा हामी घोषणा पत्रको कुरा यहाँले जोडिसक्नुभयो, प्रायः चाहिँ यो घोषणा पत्र आइसके पछाडि त्यस पछाडि चाहिँ त्यसका विषयमा टिका टिप्पणी चर्चा परिचर्चा हुने गर्छ, प्राय चाहिँ कस्तो हुन्छ भने यो कपी पेस्ट गरियो, यी मुद्दाहरू त हामीले यी विषयहरू त हामी पहिले पनि सुन्या हौँ पहिले पनि पढ्या हौँ भन्ने चाहिँ चल भन्ने चाहिँ गरिन्छ, यो अवस्था चाहिँ फेरि पनि दोहोरिन सक्ने सम्भावना कति देख्नुहुन्छ यहाँले?
3: खास त के भने हाम्रो देशका मूलभूत समस्याको पहिचान गर्ने कुरामा सबैका साझा धारणा हुन सक्छन्, किनभने अघि मैले भने त्यसलाई किन दोहोऱ्याउनु पर्यो र हाम्रो देशका राष्ट्रिय समस्या चाहिँ के हुन् त भन्ने कुरामा सबैले पहिचान गरेका छन्, खुट्याएका छन्, खालि एउटै हो समस्या, त्यसको उपचार के हो, कसरी ती राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन गर्ने र कसरी हामीले देशलाई भ्रष्टाचारबाट मुक्त गरेर अनियमितता अराजकतालाई रोकेर कसरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्ने भन्ने कुरा चाहिँ मेजर प्रश्न हो। अर्थात् हामीले डायग्नोसिस त गर्यौँ तर हामीले ट्रिटमेन्ट कसरी गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो। त्यस कारणले एमआरएले यसपल्ट प्याकेजमा समाधानका कुराहरू लिएर आउँछ,
1: खालि यस्तो पनि हुन सक्छ
3: समाधानका उपायहरू लिएर आउने गरी हामी नयाँ ढङ्गले नै यसपल्ट घोषणा पत्र लिएर आउँछौँ।
1: यस्तो पनि हुनसक्छ जस्तो चाहिँ हामी एजेन्डाहरू चाहिँ नेतृत्वको बुझाइमा मात्रै अथवा पार्टीको विचारसँग विचार र पहिले गरेका अभ्यासका आधारमा तयार गरिन्छ, खोज अनुसन्धान गर्ने अलिकति जस्तो यहाँले भन्नुभयो नि डायग्नोस्टिक हुन्छ तर ट्रिटमेन्ट कसरी गर्ने भन्ने, जब त्यो खोज अनुसन्धान हुँदैन र ट्रिटमेन्टको लेभलमा कसरी जाने भन्ने बारेमा त्यति थाहा हुँदैन र मुद्दाको बारेमा मात्रै बढी थाहा हुन्छ भने अनि यो मुद्दा मात्रै बन्ने त्यसको ट्रिटमेन्ट नहुने भएको समस्या चाहिँ त्यो हो कि
3: हामी कहाँ चाहिँ नेकपा एमालेको एउटा महत्वपूर्ण नीति अनुसन्धान प्रतिष्ठान छ, हामी नीतिलाई कसरी अलिकति संस्थागत गर्न सक्छौँ सूत्रीकरण गर्न सक्छौँ भनेर हामीले एउटा बनाएका छौँ। पार्टीको त्यो महत्त्वपूर्ण विङ्सले लगातार काम पनि गरिरहेको छ, मैले भनिहालेँ भिजन नेपाल भनेर हामीले एउटा पुस्तक पनि एमालेको तर्फ हामीले प्रकाशन गरेका छौँ र त्यो पनि एक किसिमले सार्वजनिकै छ, हामी मितिहरूमा अस्पष्ट छैनौँ। खालि कस्तो भयो भने हाम्रो देशको संरचना बदल्न चाहिँ नसकेकै यथार्थ हो। हाम्रो देशको संरचना नबदलिकन हुँदैन र राष्ट्रिय रूपमा हामीले जनतालाई राष्ट्रिय जागरणको भावना सिर्जना गर्ने अठोट चाहिँ नेतृत्वले गर्न जरुरी छ। जस्तो कि यो देश मेरो हो, म आज जुन जिम्मेवारीमा छु, जे भूमिकामा छु, जुन कुर्सीमा छु, जुन ओहदामा छु, मैले त्यहीबाट राष्ट्र निर्माण गर्नुपर्छ। मेरो काम भनेको चाहिँ बाटोमा बिस्कुट खाँदै हिँड्ने र बिस्कुटको खोल चाहिँ सडकमा फालिदिने, अनि अस्ति नै मैले भोट हालेर जिताएको प्रतिनिधिले त्यो उठाउने काम चाहिँ उसले गरिहाल्छ नि भन्ने प्रकारको मानसिकता जनतामा रहनु हुँदैन। त्यो मत दिएको प्रतिनिधिले नीतिगत काम पनि गर्ला, अरू पनि गर्ला, तर यो देश मेरो हो र मैले बनाउनु पर्छ, मेरो काम फोहोर फ्याँक्ने होइन फोहोर उठाउने पनि हो भन्ने कुराको भावना चाहिँ हामीले विकास गर्न देशमा अझै सकेका छैनौँ। त्यो एउटा यसपल्ट हामीले निर्वाचनमा एजेन्डा लिएर जाँदा ध्यान दिनुपर्ने कुरा त्यसो हो। सिंहदरबारमा धेरैजनाको प्रधानमन्त्रीको फोटो टाँसिएको छ, तपाईँ हामी जान देख्न सक्छौँ, योजना आयोगमा पनि छ प्रधानमन्त्रीहरूको फोटो, अब मन्त्रालय पछि मन्त्री भएका मान्छेहरूका फोटोहरू हामी देख्न पाउँछौँ। तर मूल कुरा के रहेछ भने हामीले प्रशासनिक नेतृत्व खोजेको होइन, प्रशासन त जसले पनि चलाउन सक्ला, प्रधानमन्त्री प्रशासक मात्रै होइन, खालि चाहिँ उहाँले एडमिनिस्ट्रेटिभ काम गर्ने होइन, उहाँले प्रधानमन्त्रीले विकासको भिजन दिन सक्नुपर्छ भन्ने कुरा हो। हाम्रो प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भिजनका कुराहरू अलिकति गर्दा मान्छेहरूले अलिकति उडाउने काम गरे, यद्यपि त्यो आजै कारणले नहुन्थ्यो होला, तर भिजन त प्रधानमन्त्रीसँग हुनुपर्छ नि। र एउटा प्रधानमन्त्रीले बोलेका प्रत्येक मुद्दामा जनताको तहमा छलफल होस् न। घाँस काट्न गएका मान्छेहरूका बीचमा पनि प्रधानमन्त्रीले रेलको कुरा गरे नि, सुन्नुभयो यो सम्भव छ कि छैन भनेर छलफल होस् न। पानी जहाजको कुरा गर्नुभयो, यो सम्भव छ कि छैन भन्ने कुरा होस् न। पेट्रोलियम पाइपलाइनबाट हामी ल्याउने, किन जनवरी ट्याङ्करबाट ल्याउने भन्ने कुरा बहस गर्दा मान्छेले यस्ता हावा कुरा किन गरे होला, कहाँ पेट्रोलको पाइपलाइन बिछाएको सबै ठाउँमा सेक्युरिटी दिन सकिन्छ र त्यो त प्रज्वलनशील पदार्थ हो, त्यो खतरा छ भन्नुभएको थियो। आखिरमा हामीले चाहिँ तपाईँको भारतबाट अम्लेखनसम्म त जोडेरै देखायौँ, अहिले फेरि त्यसलाई अझै नजिक हेटौँडासम्म ल्याउने प्रयत्न भइरहेको छ भनेपछि गर्दा नहुने कुरा त होइन रहेछ। झन्डै 3 अरब वर्षको त्यसबाट सुरक्षा बजेट चाहिँ हाम्रो खर्च चाहिँ जोगियो राष्ट्रको खर्च। त्यसै गरी सेटेलाइटको कुरा गर्दाखेरि मान्छेहरूले उडाए, हामीले आकाश किन्नु परिरहेको छ अरूसँग, हामीले आफ्नो सेटेलाइट कोसिस त गरियो, पहिलोपल्ट फ्रान्समा बनाएर त्यसलाई आकाशमा पठाउने काम गरियो, त्यसलाई अझै पनि हामीले व्यवस्थित गर्न सकेका छैनौँ। यी कुराहरू गर्दाखेरि मान्छेहरूले हास्य पात्रको रूपमा या हँस्यौलीको रूपमा उडाउने चिजको रूपमा होइन, वास्तवमा राष्ट्रलाई यी आवश्यक कुरा हुन् है भनेर चाहिँ एउटा भिजनको रूपमा ग्रहण गर्नुपर्छ हामीले। त्यस कारणले गर्दा यसपल्ट एमआलएले ध्यान दिने भनेको के भने राष्ट्र निर्माणमा हाम्रा जे चुनौतीहरू छन् त्यो चुनौतीको सामना गरेर देश बनाउने बाटोमा जानु पर्यो। 40 लाख युवाहरू चाहिँ विदेशमा बसेर कसरी राष्ट्र निर्माण हुन सक्छ, यी कुराहरूमा वास्तवमा हामीले चाहिँ ध्यान दिनै पर्छ।
1: हजुर, हामी कार्यक्रम नेपाल चौतारीमा छौँ। नेपाल चौतारी सुन्दै गर्दाखेरि हामीलाई दुईजना सहभागीले फोन गर्नुभएको छ। पुष्कर थापा हुनुहुन्छ दैलेखबाट। पुष्करजी, नेपाल चौतारीमा स्वागत छ।
4: नमस्कार, नमस्कार,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
4: अहिले नेकपा एमआलएलाई कानून विपरीत संसद विघटन गर्यो भनेर आरोप भएको छ, यसलाई कसरी लिएर नेकपा एमआलए जनताको अगाडि जाँदैछ र एमआलएले घोषणा पत्रमा अटाउने मुख्य एजेन्डाहरू
1: प्रश्नको लागि धन्यवाद पुष्कर थापाजी दैलेखबाट। त्यस्तै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट। तिलकजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: नमस्कार दुवैजनालाई।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ।
5: मेरो प्रश्न आजको अतिथिजीलाई के छ भने, यो राजनीतिकै नभएर यो फेसनको रूपमा मात्रै अगाडि बढ्यो, यो विकासकी राजनीतिले गर्दाखेरि देशमा विकास पनि हुन सकेन, अनि राजनीतिको विशेषता के हो, त्यो विशेषता बारे यहाँले अलिकति प्रष्ट पारिदिनुहोस्, र जो सही इमान्दारी जो देशको लागि केही गर्छु आफ्नो ठाउँको लागि केही गर्छु भन्ने व्यक्ति रात दिन अरात खटिएर बसिएका छन् त्यस्ताले टिकट नपाउने, यो सुकिला मुकिला लुगा लगाए यसो रिबन काटे दुई चारवटा कुराहरू यसो बात गर्यो राजनीतिको अनि त्यस्ताले दुईटै टिकट पाउनुको मुख्य अर्थ के हो, अनि यसले गर्दाखेरि स्वतन्त्र उम्मेदवारहरू भर्नुको कारण
1: तिलकजी तपाईँलाई प्रश्न, जस्तो अहिले प्रमुख सचेतक विशाल भट्टराई हुनुहुन्छ, हामी आज चुनावी मुद्दाका कुरा गरिरहेका छौँ, नेकपा एमाले कस्ता मुद्दा लिएर आइरहेको छ, कस्ता मुद्दा लिएर आउनुपर्छ नेकपा एमाले मात्रै नभएर जो जो चुनावमा जाँदै हुनुहुन्छ उहाँहरूले, तपाईँका सुझाव चाहिँ त्यस्तो हामीले अपेक्षा गरेका छौँ।
5: ए हस्, अब अब अब आउने आगामी चुनावमा जितेर गइसकेपछि कस्ता कस्ता मुद्दाहरू लिएर जनताको सामुन्ने ऊ पुग्छ र उसले कतिसम्म काम गर्न सक्छ त्यसको बारेमा भनिदिनु
1: हस्। धन्यवाद, प्रश्नलाई धन्यवाद पुष्कर थापा।
6: अगाडि पुष्करजीले भन्नुभएको कुरामा अलिकति मैले त्यो कानुनी के कुरा भन्नुभएको थियो अलिकति क्लियर भएन। म नेकपा एमालेलाई कानुनी रूपमा त्यस्तो खास समस्या केही पनि छैन, हामीले निर्वाचन आयोगमा पूरा गर्नुपर्ने प्रक्रियाहरू सबै पूरा गरेका छौँ र आन्तरिक व्यवस्थापनका हिसाबले नेकपा एमाले धेरै व्यवस्थित पार्टी हो। आन्तरिक रूपमा चाहे त्यो लेखा राख्ने कुरा होस्, चाहे सदस्यता अपडेट गर्ने कुरा होस्, हाम्रो कार्यालयमा गएर जो कोहीले हेर्न सक्नुहुन्छ अनलाइनबाट सदस्यता भर्न सक्नुहुन्छ, आजको विज्ञान र प्रविधिसँग एमालेलाई एट्याच गर्ने कुरामा त हामीले असाध्यै धेरै व्यवस्थित गर्ने प्रयत्न गरेका छौँ। जो कोही सदस्यले हाम्रो नेपाली नागरिकले हाम्रो पार्टीको सदस्यता भर्न सक्छ र हेरेर स्वीकृत गर्छ। कानुनी रूपमा वा यस्ता प्रविधिसँग सम्बन्धित कुरामा खास एमालेलाई समस्या छैन। अब जहाँसम्म एजेन्डाको कुरा भन्नुभयो, उम्मेद्वारको कुरा पनि गर्नुभयो, स्वाभाविकको पार्टीलाई गम्भीर घाटा हुन्छ यदि हामीले उम्मेद्वार गलत छान्यौँ भने, जनताले रुचाएका मान्छे ल्याएनौँ भने स्वाभाविक रूपमा असर पर्छ। स्थानीय चुनावले केही चुनौतीहरू अवश्य

0: भने त्यहाँको प्रमुख भनेको चाहिँ त्यो प्रेसिडेन्सियल नै हुन्छ, अर्थात् सर्वाधिकार सम्पन्न हुन्छ स्थानीय तहको प्रमुख चाहिँ, यदि प्रमुख सहितको बहुमत भन्ने हामीले व्यवस्था गरेका छौँ। अर्थात् प्रमुख एकातिर भयो, अरू जम्मै एकातिर भयो भने पनि कार्यान्वयन चाहिँ प्रमुखको सहभागिता बेगर सम्भव छैन। त्यस कारणले गर्दा कतिपय प्रमुखहरू, मेयरहरूले चाहिँ, अध्यक्षहरूले चाहिँ ठोस रूपमा कार्यान्वयन गरेको देखिन्छ, तर संसद फेरि कार्यान्वयन गर्ने ठाउँ होइन। मैले चाहेँ भने मैले कुनै कार्यकारी निकायमा निर्णय गर्न सक्दिनँ, मेरो गोजीमा बोकेको कालो कलम कहिलेकाहीँ लेख्न काम लाग्छ तर रातो मसी मेरो चल्दैन, अर्थात् निर्णय गर्ने ठाउँमा सांसद हुँदैन। त्यसकारण स्वतन्त्रहरूको यसमा खास अर्थ र भूमिका हुँदैन र जिताएर पनि केही हुँदैन, किनभने उहाँहरूको सरकार बन्दैन, प्रधानमन्त्री हुनुहुन्न, मन्त्री पार्टीले नभई स्वतन्त्रलाई बनाइदिँदैन, भनेपछि के आधारमा चाहिँ स्वतन्त्रले संसदमा गर्न सक्नुहुन्छ र बोल्ने हो? बोल्ने कुरा त बाहिर बोलेको र भित्र बोलेको चाहिँ सबैले सुनेकै हुन्छन् मिडिया मार्फत। त्यसकारण म के आग्रह गर्न चाहन्छु भने उम्मेदवार चयन गर्दा पार्टीहरूले पार्टीभित्रका असल इमान्दार मान्छेहरू छान्नुपर्छ। राजनीतिमा तपाईँले भने जस्तो केही विसङ्गतिहरू देखिएका छन् अवश्य पनि, के भने यहाँभित्र कतिपय मान्छेहरूलाई के लाग्छ भने पैसा सर्वै सर्वा हो, शक्ति ठुलो कुरा हो, पैसा भयो भने जे पनि गर्न सकिन्छ भन्ने मानसिकता कतिपय नेतृत्वमा देखिन्छ। ठुला ठुला प्रोजेक्टहरूबाट पैसा जसरी पनि असुल गर्ने, ठेकेदारहरूबाट असुल गर्ने, अनि त्यो पैसा प्रयोग गरेर पार्टीको आन्तरिक जीवनमा पनि आफू बलियो हुने र निर्वाचन पनि त्यसको दुरुपयोग गर्ने खतराहरू र त्यो प्रवृत्ति नेपालमा जबरजस्त रूपमा देखिएकै छ, तपाईँ हामी सबैले देखेका छौँ। यो खालको चलखेल चाहिँ नेकपा एमाले गर्दैन, गर्नु हुँदै हुँदैन, र यदा कदा त्यस्ता कुराहरू छन् भने त्यसलाई कम्प्लिटली हटाउनु पर्छ भन्ने पक्षमा म लामो समयदेखि आवाज उठाउँदै आएको मान्छे पनि हुँ। पार्टीभित्र पनि जोसँग पैसा छ त्यसले टिकट पाउने होइन, जो लोकप्रिय छ त्यसले टिकट पाउनुपर्छ, र पैसाको शक्तिको दुरुपयोग गर्ने कुरा चाहिँ निर्वाचनका लागि हानिकारक हुन्छ। मतदाताले मन जितेर चुनाव जित्ने हो, पैसाले जित्ने होइन भन्ने मान्यता राख्दै आएको हुँ म, र पार्टीभित्र पनि त्यो आवाज मैले उठाएको छु, र हाम्रो पार्टी पनि त्यो मान्यता राख्छ। हाम्रो पार्टीको श्रद्धेय अध्यक्ष केपी शर्मा ओली स्वयं पनि आफूसँग भएको सम्पत्ति उहाँले राष्ट्रियकरण गर्छु भनेर भन्नुभएको छ र राष्ट्रलाई दिन्छु भनेर ट्रस्ट निर्माण पनि गरिसक्नु भएको छ। उहाँलाई खास सन्तान पनि नभएको कारणले गर्दा पनि उहाँलाई कुनै सम्पत्तिको जरुरत पनि छैन, उहाँले त्यसमा कुनै रुचि पनि राख्नु भएको छैन। र एउटा कुरा के हो त भने आज हामीले एउटा चुनौतीको सामना गर्नु परिरहेको छ, त्यो के हो भने देशमा व्याप्त रहेको भ्रष्टाचार पनि देश निर्माणको एउटा बाधक हो। त्यो बाधा हटाउनका लागि नेतृत्व सफा र पारदर्शी हुन जरुरी छ। नेतृत्वको व्यवहारले गर्दाखेरि पनि तल तल मान्छेहरूले एकैपल्ट सिक्छन्, यो नराम्रो बानी चाहिँ मान्छेलाई सिक्न एकदम सजिलो हुन्छ। त्यसकारणले नेतृत्वले पारदर्शिता, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माणमा चाहिँ योगदान गर्नै पर्छ। गर्न सकिएन भने हरेक ठाउँमा चाहिँ तपाईँको करोडौं खर्च गरेर चुनाव जित्ने अनि त्यसमा असुल गर्ने भइसकेपछि स्वाभाविक रूपमा जनप्रतिनिधि बिग्रिएपछि अरू सबै संस्कार बिग्रिन्छ। यो विषयमा बुलन्द आवाज उठाउने कुरामा चाहिँ हामीले ध्यान दिनुपर्छ यसपल्ट। र उम्मेद्वार छान्दा पनि हामीले भोट माग्न जाँदा यो चाहिँ निरीह रहेछ, योसँग पैसा रहन्छ, यसले तेल हालिदिएन, यसले भात मासु खुवाएन, यसले चाहिँ गाडीमा मान्छे ओसारेन, यसले चाहिँ तडक भडक भड्किलो प्रचार गरेन, ए यसले केही गर्न नसक्ने रहेछ, होइन, उसको विचार सुनेर, उसका समग्र क्रियाकलाप हेरेर, व्यवहार हेरेर मतदान गर्नुपर्छ भनेर पनि म मतदातालाई आह्वान गर्न चाहन्छु।
1: हामीसँग दुईजना सहभागी फेरि आइसक्नु भएको छ, गम्भीर अधिकारी हुनुहुन्छ दैलेखबाट, गम्भीरजी नेपाल चौतारीमा स्वागत छ।
2: धन्यवाद, नमस्कार, आजको पाहुनालाई नमस्कार गर्न चाहन्छु।
1: हजुर, तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
2: मेरो मेरो मेरो क्वेसन रहेको छ, नेकपा एमाले धेरै आवाज त उठाइराख्नु भएको छ र कतिपय कार्यान्वयन लग्नु भएको छ, कतिपय लग्नु पनि भएको छैन, किनभने के भइरहेको छ भने अगाडि नै कुरा गरिरहनु भएको थियो, त्यो कुरालाई मैले जोडाउन चाहेँ। किनभने जब जो खटा गुन्डा दादागिरी हुन्छ त्यस अथवा जो धनी हुन्छ त्यस्ता मान्छेलाई उठाउने हामीले देखिरहेका छौँ र हाम्रो गाउँघरमा उठिराख्नु भएको छ र उहाँहरूले भ्रष्टाचारले धेरै गर्नुभएको छ र यहाँ के भइरहेको छ, आफ्नो मान्छेलाई छान्ने र आफ्नो मान्छेलाई भोट दिने गरिरहनु भएको छ र अलिकतै के भनेपछि नेकपा एमाले चाहिँ अलिकतै अपाङ्गता भएका व्यक्तिलाई चाहिँ जो दिनुभएको छ नदिनु भएको भने भन्नु मिल्दैन, दिइराख्नु भएको छ र अपाङ्गता भएका व्यक्तिलाई चाहिँ अलिकतै टिकट देखेका छैनौँ र टिकट पनि दिनुभएको छैन, यो किन होला भन्ने मेरो क्वेसनको उत्तर दिनुहोला।
1: प्रश्नको लागि धन्यवाद, गम्भीर अधिकारी दैलेखबाट हुनुहुन्छ। त्यसै गरी सिद्धराज

0: सिद्धिका हुनुहुन्छ डोटीबाट। सिद्धराजी, नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
1: नमस्ते, धन्यवाद। आजको प्रमुख अतिथिलाई पनि नमस्कार भन्न चाहे।
0: हजुर, तपाईँ प्रश्न विचार के छ राखिदिनुहोस्।
1: हजुर, म के भन्न चाहे भने नेकपा एमाले ले होइन अबका दिनमा चुनावी आमसभामा जाँदा कस्तो एजेन्डा लिएर जाँदै हुनुहुन्छ र नेकपा एमाले कुनै नयाँ मुहारलाई पनि स्थान दिएको छ कि होइन। नेकपा एमाले विगतमा पुस 5 गते संसद विघटन गर्दा पनि त्यो जनताले त त्यो भुलेका छैन, त्यो पीरलाई भुलाएर अखाडि जाँदै हुनुहुन्छ कि त्यसै पीरलाई अझ जनताको टाउकोमा खेप्ने हुन् भन्न चाहे। हजुर
0: हस्, धन्यवाद तपाईँको प्रश्न विचारका लागि धन्यवाद। विशालजी,
2: सिद्धराजी, गम्भीरजी, दुइटैलाई म धन्यवाद दिन चाहन्छु प्रश्न राख्नुभयो। तपाईँहरूको प्रश्नमा केही समानताहरू पनि छन्, खुसी लाग्यो। एमाले प्रति यतिविधि चासो राखिदिनु भयो। खास गरी नेकपा एमाले एउटा लामो इतिहास भएको पार्टी हो, यसले 74-75 वर्षको इतिहास चाहिँ कायम गरिसकेको पार्टी हो र यो पार्टीले वास्तवमा नेपालको सबै निर्वाचनहरूमा कि पहिलो कि दोस्रो हुँदै आएको छ। यसलाई आम जनताले चाहिँ आशाको नजरले पनि हेरेका छन्। 2074 सालमा हामीले मुलुकको स्थायित्व र विकासका लागि जनताका बीचमा मत माग्न गयौं, तर एउटा पार्टीको बहुमत आउन मुस्किल हुने हुनाले हामीले एउटा भरपर्दो र विश्वासिलो एउटा शक्ति खोजौं न त पार्टनरको रूपमा भन्यौं र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो, अन्तिम घडीमा गएर सहमति पनि भयो र हामीले जनतालाई हामी तालमेल गरेर आयौं। यसपछि हामी चाहिँ पार्टी एकता गर्छौं भनेर मत पनि माग्यौं र जनताले हामीलाई अनुमोदित पनि गरे। तर जब पार्टी एकता गर्ने बेला भयो, असाध्यै ठुलो सकसको सिर्जना भयो र हामीले छानेको पार्टनरले विश्वासिलो काम पनि गरेन, धेरै ठुलो भारी अल्पमतमा परेर केपी शर्मा ओलीले चाहिँ प्रधानमन्त्री हुने बेलामा पार्टी एकताको सम्झौता पनि गर्नुभयो आफू अल्पमतमा परेर। पछाडि के भयो भने एमाले भित्रको एउटा असन्तुष्ट पक्षसँग खेल्दै, एमाले भित्रको अन्तर्विरोधमा खेलेर पार्टी र मुलुकै कब्जा गर्न केही मान्छेहरूले प्रयास गर्नुभयो। तपाईँहरूका बिचमा जग जाहेर छ, मैले नाम लिन चाहिँ। त्यसो भइसकेपछि जब 74 सालको जनादेशको खण्डित हुने अवस्था सिर्जना भइसकेपछि केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुभयो। विघटन आफैमा प्रिय कुरा होइन, त्यो मन परेर गरेको कुरा पनि होइन, त्यो राम्रो कुरा पनि होइन। तर कुरा के रह्यो भने जब 74 सालमा उहाँलाई 5 वर्षीय प्रधानमन्त्रीको रूपमा जनताले आशाले मतदान गरेका थिए, उहाँ देशका 165 मध्ये 150 क्षेत्रमा पुगेर भाषण गर्नुभयो, स्वयं प्रचण्ड माधव नेपालका क्षेत्रमा पनि उहाँ 2-2 चोटि गएर उहाँले भोट मागिदिनु भयो, त्यस बेला चाहिँ भोट मागिदिनु भयो। जब देशभरि चुनाव जितेर आइसकेपछि त उहाँको कारणले मात्रै कहाँ मत आएको र छोड्नु पर्यो नि प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि छोड्नु पर्यो नि भनेपछि चाहिँ स्वाभाविक रूपमा एमालेको रक्षा गर्न 74 सालको जनादेश र मतादेशको रक्षार्थ उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो र विघटन गर्दा संसद सदाका लागि अन्त्य गरेको वा संविधान सदाका लागि अन्त्य गरेको होइन, 6 महिनाभित्र ताजा जनादेशमा चुनाव आउने गरी चुनाव गर्ने गरी गरेको थियो। त्यसकारण यसलाई प्रतिगमन भनेर कतिपयले भनिरहेका छन्। निर्वाचन आफैमा प्रतिगमन होइन, जनताका बीचमा जाने कुरा अग्रगमनै हो। अब स्वाभाविक रूपमा जनताको मनमा ठेस लागेको छ, किनभने हामीले स्थायित्वका लागि विकासका लागि 5 वर्षे प्रधानमन्त्रीका लागि दिएका थियौँ, तर त्यो बीचमा खण्डित भयो, आफैले विघटन गरे, आफै पार्टी फुटे भन्ने जे जनताको गुनासो छ त्यो गुनासोप्रति पूर्ण रूपमा हामी सहमत छौँ। हामी अलिकति हाम्रो तर्फबाट कमीलाई आत्मालोचना पनि गर्छौँ, हाम्रो तर्फबाट कमजोरी भएको छ, आगामी दिनमा त्यो प्रकारको कमजोरी नदोहोऱ्याउने वचनबद्धता जनताका बीचमा व्यक्त गर्न पनि चाहन्छौँ। जहाँसम्म उम्मेद्वारको प्रसङ्ग हो, उम्मेद्वार छान्दाखेरि तपाईँले भने जस्तो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समेट्न प्रयास गर्नुपर्छ, त्यसमा हामीले पर्याप्त ध्यान दिएका छौँ। अपाङ्गहरूको हकमा संविधान निर्माण गर्दै गर्दाको मलाई झल्झली सम्झना आउँछ, उहाँहरूले हामीलाई समेटिएन भनेर, म आफै पनि त्यो बेला संविधान सभाको सदस्य थिएँ, मलाई पनि भेटेर भन्नुभयो, अरूलाई पनि भन्नुभयो, अनि हामीले सबै ठाउँमा समावेशी जहाँ जहाँ हामीले प्रयोग गरेका छौँ शब्दहरू त्यहाँ सबै ठाउँमा अपाङ्गता भएका व्यक्तिहरू भनेर हामीले चाहिँ थपेका पनि छौँ र हामीले त्यसलाई त्यो प्रतिनिधित्वको व्यवस्था पनि गरेका छौँ। आगामी दिनमा पनि त्यसमा हामी ध्यान दिन्छौँ। अब उम्मेद्वार छनौटमा केही विसङ्गतिहरू देखिए होलान्, अलिकति डन टाइपका पैसा भएका भनेर तपाईँले प्रयोग गर्नुभएको छ, एमाले सकेसम्म त्यस्तो प्रवृत्ति एमाले भित्र दोहोऱ्याउँदैन। म आफै पनि टाङमा लगातार चुनाव लडिरहेको छु। अब पार्टीले यदि चाहिँ पैसा हेरेर पार्टीले शक्ति हेरेर चुनावमा टिकट दिने भने मैले सुरुदेखि नै टिकट पाउँदिन थिएँ, तल्लो तहमै पनि पाउँदिन थियो होला, म एकदम आधारभूत तहबाट आएको मान्छे हो। तर कन्टिन्यू खोटाङमा मैले संसदको टिकट पाइरहेको छु, त्यो के हो त भने पार्टीको एउटा योगदानका कारणले पाएको हो, कुनै अरू चिज हेरेर मलाई पार्टीले दिएको होइन, यहाँहरूले बुझ्न पनि सक्नुहुन्छ। त्यसो भएको हुनाले सबै ठाउँमा त्यस्तो भएको छ पनि म भन्दिनँ, र कहीँ कहीँ हुँदै भएन पनि म भन्दिनँ, कहीँ कहीँ त्यस्ता कमजोरीहरू भएका हुन सक्छन्, त्यसलाई हामीले सच्याउँदै जानुपर्छ। आम रूपमा नेकपा एमाले स्वच्छ छवि भएका, इमान्दार, भिजन भएका, राष्ट्र निर्माणको अठोट भएका र ताया माया नगर्ने मान्छेहरू, इमान्दारी पूर्वक, निष्ठापूर्वक जनताको काममा लाग्ने मान्छेहरूलाई नै छनौट गर्छ। त्यही भएर एमालेको संगठन बलियो पनि छ,
0: व्यक्ति
2: आफूलाई बलियो पोजिसनमा उभिएका छौँ।
0: हजुर, व्यक्ति मात्रै होइन, मुद्दा पनि बुझेको र मुद्दा बुझ्ने र मुद्दा बुझाउन सक्ने मान्छे पनि, व्यक्ति पनि उम्मेद्वारको लागि यहाँ कुरा गर्नुभयो। मसँग केही सहभागी आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। विष्णु सापकोटा हुनुहुन्छ चितवनबाट, विष्णुजी नेपाल चौतारीमा स्वागत छ। हेलो विष्णुजी।
3: हेलो
0: हजुर, तपाईँको प्रश्न विचार के छ विष्णुजी? विष्णु सापकोटा चितवनबाट हुनुहुन्छ।
3: मेरो प्रश्न विचार रहेको छ,
0: हजुर भन्नुहोस्।
3: अब आउने चुनावमा नेपाल एमाले जित्यो भने त्यसको मुख्य कामहरू के रहेका छन्?
0: हस्, प्रश्नको लागि धन्यवाद विष्णु सापकोटा चितवनबाट। त्यसै गरी ललितनाथ योगी हुनुहुन्छ सुर्खेतबाट, ललितजी नेपाल चौतारीमा स्वागत छ।
4: धन्यवाद सर,
0: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ।
4: आजको अतिथि हाम्रो कमरेड विशाल भट्टराईजीलाई पनि
0: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनु छोटोमा।
4: नेकपा एमालेमा 18-19 वर्ष लगानी गरेको व्यक्ति पनि हो म। यहाँभन्दा अगाडि यो नेकपा एमाले पनि थिएन, नेकपा माओवादी केन्द्र पनि थिएन, पार्टी एकता हो भने जनताले अब राष्ट्रमा विकास हुन्छ, अब समृद्धि आउँछ कि भन्ने आश जनताले मानेर हिजो गाना दुईट्याईको बहुमत लिएर पठाए। बिचमा 5 वर्ष प्रधानमन्त्री तपाईँ पनि हुनुहोस् भनेर केपी ओलीजीलाई पनि भने, पार्टी अध्यक्ष पनि तपाईँ हुनुहोस् भने, हाम्रा केपी भाइले के प्रधानमन्त्री 5 वर्ष म चलाउन सक्दैन भनेर दुई पटक नै संसद विघटन गर्नुभयो कि? अझै पनि मानव उदाहरण लागि योचोटिको निर्वाचनमा पनि बहुमत आयो अरे, यदि बहुमत आएको खण्डमा
0: त्यो विश्वास देखिएन भन्ने
4: अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुनुहुन्छ, जो संसदीय दलको नेता, जो पार्टी अध्यक्ष छ,
0: त्यही
4: प्रधानमन्त्री हुने प्रावधान छ यो व्यवस्था।
0: प्रधानमन्त्री त हुनु होला विश्वास, उहाँले 5 वर्ष कार्यकाल पुरा गर्न सक्नुहुन्छ सक्नुहुन्न भने यहाँको प्रश्न मुख्य रह्यो।
4: अझै पनि मानव गर्नुभयो 5 वर्ष प्रधानमन्त्री भएर चलाउन सक्नुहुन्न कि जस्तो लाग्यो। अनि अर्को कुरा हाम्रो अतिथिजीलाई के भन्यो भने, अब नेकपा एमालेमा अब पैसा नभएका व्यक्तिहरूलाई पनि टिकट दिन्छ भन्नुहुन्छ, यो कुरा सरासर झुटो। जोसँग पैसा छ, जोसँग पैसा छैन, त्यसको सिफारिस पार्टीले गर्दा गर्दै पनि त्यो मनोनित टिकट पाउँदैन। जसले मासु भात खुवाउन सकेन, जसले तेल हाल्न सकेन, जसले तडकबडक गर्न सकेन, जसले हजारौँ कार्यकर्ता पाल्न सकेन, त्यस्तोलाई टिकट पाउँदैन। यो निर्वाचनसँग जोडिँदाखेरि सबै प्रावधान मिलाएर के गर्नु पर्यो भनेपछि पार्टीले अब चुनाव हारे पनि हारौँला, बरु हामी चाहिँ कि मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी नै किन नहोस्, एक फेर हामी चुनावमा पैसा खर्चै नगर्दै नगरौँ भनेर एउटा अभ्यास मात्र गर्न सक्नुहुन्छ कि नै तपाईँ?
0: हस् हस्, धन्यवाद, यहाँलाई धन्यवाद। त्यसै गरी अनमोल खत्री हुनुहुन्छ बागलुङबाट, अनमोलजी नेपाल चौतारीमा स्वागत छ।
5: हजुर नमस्कार,
0: तपाईँको प्रश्न विचार के छ छोटोमा राखिदिनुहोस् न।
5: हाम्रो विशाल भटारे कमरेडलाई पनि नमस्कार।
2: नमस्कार,
5: यो मेरो प्रश्न के छ भन्दा, जुन अहिले हाम्रो नेकपा एमाले जुन अहिले जुन 2079 जुन अहिले सङ्घ र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदैछ होइन, जुन यसको जुन अब हाम्रो जुन घोषणा पत्रहरू पनि विभिन्न समयमा विभिन्नमा जुन घोषणा पत्रहरू गराइन्छ, तर त्यो घोषणा पत्र अनुसारको हाम्रो पार्टीले काम, त्यो नेकपा एमाले काम गरेको पो खासै देखिँदैन होइन। अनि अर्को कुरा के छ भन्दा, नेकपा एमाले एउटा सशक्ता र एउटा राष्ट्रियताको पार्टी पनि हो र राष्ट्र जोगाउने पार्टी पनि, राष्ट्रवादी पार्टी पनि नेकपा एमाले देखिन्छ अहिलेको अवस्थामा। र नेकपा एमाले अबका एजेन्डाहरू के छन् नेकपा एमालेको, अनि तपाईँहरू जुन घोषणा पत्रहरू ल्याउनुहुन्छ, अब त्यो घोषणा पत्रहरू त्यो कागजमा मात्र सीमित नगरेर अब जनताको जीवन स्तर उकास्ने तरिकाले तपाईँले काम गर्नु पर्यो, तपाईँको पार्टीहरूमा पनि अलि त्यो गुट उपगुटहरू छ भने त्यो गुट उपगुटलाई पनि हटाएर जाँदाको जनताको साथ पनि मिल्छ, त्यही नै मेरो प्रश्न।
0: हस् धन्यवाद अनुमोल खत्रीजी बागलुङबाट। त्यस्तै गरी कृष्ण बहादुर खत्री हुनुहुन्छ जाजरकोटबाट। कृष्णजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
6: हजुर धन्यवाद, नमस्कार।
0: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्। हामीसँग विशाल भट्टराई हुनुहुन्छ नेकपा एमाले प्रमुख सचेतक।
6: सर्वप्रथम नेकपा एमालेका सचेतक आदरणीय विशाल भट्टराई कामरेडलाई अभिवादन पनि भन्न चाहे।
2: नमस्कार, अभिवादन।
6: म चाहिँ एउटा दुर्गम बस्ती है कर्णालीको एकदमै विकट क्षेत्र जाजरकोटबाट बोलिरहेको छु अहिलेको अवस्थामा, जाजरकोट छ गाडाले वडा नम्बर 6 है। र मेरो प्रश्न के हो भन्दाखेरि नेकपा एमालेमा ती अब नेकपा एमालेका कुनै पनि ती विधि विधान नीति नियमहरूमा अझ भनौँ ती ऐनहरूमा होइन अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ नै पार्टीमा स्थान दिने अथवा त्यो आरक्षणको व्यवस्था गर्ने अथवा गर्ने अथवा गरिएको छ भनौँ होइन, तर कुनै पनि कुराहरू हामीले दस्तावेजमा सीमित गर्दाखेरि त्यो त लागू त हुँदैन, व्यावहारिक त हुँदैन। यदि कुनै पनि व्यक्ति अहिले ल म गर्न सक्छु है मेरो त्यो किसिमको क्षमता छ भनेर तपाईँको अगाडि आउन चाह्यो भने नेकपा एमाले यसलाई कसरी लग्छ व्यवहारमा लागू गर्न र नीतिमा ल्याइदिन त एकदमै के अरे व्यवहारमा लागू गर्न र नीतिमा ल्याउनु त धेरै फरक कुरा हो, किनभने लागू गर्न जति सजिलो गाह्रो छ नीतिमा ल्याउन त्यति
0: नीति बनाउन जति सजिलो छ कार्यान्वयन गर्न त्यति गाह्रो छ भन्ने यहाँको प्रश्न रह्यो।
6: यसमा नेकपा एमाले के कसरी लग्छ यो प्रश्नको जवाब पाएमा।
0: धन्यवाद धन्यवाद कृष्णबहादुर खत्रीजी। उहाँकै प्रश्नमा जोड्दाखेरि जस्तो अपाङ्गताका कुरा आयो, मुद्दाका कुरा हामी छलफल गरिरहेका छौँ, जस्तो बालबालिकाका कुरा, महिलाका कुरा, सीमान्तर्गत वर्गको कुरा, चाहिँ यस्ता खालका मुद्दाहरूको बारेमा समान सहभागिताका कुरा, समावेशिताका कुरा पनि सँगसँगै जोडिन्छन्। ती मुद्दा ती कुराहरूले नै मुद्दाहरूलाई अझ बलियो बनाउँछन्। यस्ता कुराहरू कसरी चाहिँ लिएर चाहिँ कसरी समेट्दै हुनुहुन्छ, कसरी घोषणापत्र कुरा पनि हाम्रा श्रोताहरूले गर्नुभएको छ। विशालजी अब समग्रमा हामी चारजनाको चाहिँ विचार पनि समय पनि कम छ, अब समग्रमा यहाँले राखिदिनु होला।
2: कृष्णजी तपाईँहरूलाई प्रश्नका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एक दुईजनाको चाहिँ मैले अगाडि नै जवाब दिइसकेका कुराहरू नै करिब करिब चाहिँ दोहोरियो, पार्टी एकता र त्यसले सिर्जना गरेका समस्याहरूको हकमा मैले एउटै एकै वाक्यमा के भन्छु भने खास गरी ललितजीले र अनमोलजीले भन्नुभएको थियो पार्टी बहुमत दियो भने पनि टिकाउँदैन कि भनेर भन्नुभएको थियो। त्यो बेला एकल हाम्रो बहुमत नभएको कारणले गर्दा र 74 जनादेश र मतादेशलाई कुल्चेर पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट पनि हटाउने र त्यसपछि अध्यक्षबाट पनि हटाउने भनेर उहाँहरू लाग्नुभयो बहुमत सिर्जना गरेर। र त्यो कस्तो थियो भन्दाखेरि त्रिपक्षीय गुटलाई बनाएर चाहिँ एउटा पार्टी एकता गर्नु पर्यो, दुईटा मिलेपछि त स्वाभाविक रूपमा केपीओली अल्पमत परि नै हाल्नुभयो। त्यस्तो बेलामा चाहिँ उहाँले 5 प्रधानमन्त्री पनि भन्ने अहिले राजीनामा दियो भन्ने, यहाँलाई याद होला संसद विघटन पुस 5 भयो, त्यस दिन उहाँहरूले चाहिँ अविश्वासको प्रस्ताव लिएर चाहिँ जानुभएको थियो संसदमा दर्ता गर्नुभएको थियो। त्यस कारणले सरकारै ढाल्ने र परिवर्तन गर्नतिर लागेपछि प्रतिनिधि सभा विघटन जस्तो अप्रिय कदम चाल्नु पर्यो। मैले अघि नै भनिहालेँ यो राम्रो कुरा थिएन तर पनि बाध्यात्मक कदम थियो जसले गर्दा एमाले मुलुकमा एउटा जीवित पार्टीको रूपमा रह्यो र राष्ट्र तपाईँले भने जस्तो राष्ट्र निर्माणमा एमाले योगदान गर्न पायो। अन्यथा जबरजस्ती सत्ता कब्जा गर्न खोज्ने एउटा शक्तिले एमालेलाई बलात् आक्रमण गर्ने र त्यो पार्टी कब्जा गरेर देश कब्जा गर्ने जुन एउटा चाहिँ कलुषित मनसाय थियो त्यो मनसायलाई पराजित मात्रै गरेको हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु र केपीओलीले त्यो चाहेर मन लागेर गरेको होइन। दोस्रो कुरा चाहिँ के हो त भन्दाखेरि तपाईँले भन्नुभयो अपाङ्गता भएका व्यक्तिहरूको हकमा एकदमै जायज कुरा गर्नुभएको छ। मैले अघि पनि भने संविधानमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरेर लाने कुरामा नेकपा एमालेको तर्फबाट मैले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेँ, हामी सबै लाग्यौँ र त्यो व्यवस्था पनि गऱ्यौँ र हामीले एक हिसाबले भन्दाखेरि त्यो प्रतिनिधित्व पनि गराउँदै आएका छौँ। हाम्रै प्रत्येक जिल्लादेखि माथिल्लो तहसम्मका केन्द्रीय कमिटी सम्बन्धमा सबै ठाउँमा हामीले कुनै न कुनै हिसाबले अपाङ्गताको प्रतिनिधित्व गराएका छौँ। हामीलाई राम्रो थाहा छ अपाङ्ग भएका व्यक्तिहरू हामीले सम्मान गर्नुपर्ने नागरिकहरू हो, हामी सबलाङ्गहरूले नै उहाँहरूलाई समेटेर लिएर जानुपर्छ र कुनै पनि प्रकारको हिंताबोध नहुने गरी कुनै पनि प्रकारको उहाँहरूलाई हामीले चाहिँ कुनै अपमान बोध कहिल्यै नहुने गरी एउटा सम्मानित राष्ट्रको नागरिकको रूपमा हामीले सम्मान गर्नुपर्छ। यो कुरामा हामी सिंहो नेकपा एमाले यसमा प्रतिबद्ध छ। हामीले विधानमा त्यो कुरा लेखेका छौँ, हाम्रो कार्यक्रममा स्पष्ट लेखेका छौँ। यसमा नेकपा एमालेको तर्फबाट कुनै तलमाथि हुँदैन। जहाँसम्म कस्ता एजेन्डा लिएर एमाले चुनावमा जान्छ, मैले फेरि पनि सायद कुरा दोहोरिन्छ होला, यहाँले
0: समय पनि कम छ अब
2: दिनै पर्छ। मुख्य कुरा के हो त भन्दाखेरि हाम्रो देश निरन्तर व्यापार घाटामा छ। हाम्रो राष्ट्रिय उत्पादन केही पनि छैन, निर्यात गर्ने वस्तु छैन, खालि आयात मात्रै हामी गर्छौँ। हामीले 100 रुपियाँ खर्च गर्यौँ भने हामी चाहिँ तपाईँको झन्नै 9 रुपियाँको चाहिँ सामान बेच्छौँ भने 91 रुपियाँको सामान चाहिँ हामी किन्छौँ। यति ठुलो चाहिँ व्यापार घाटा भइसकेपछि त देश त उँभो लाग्दैन, जसले गर्दा हाम्रो राष्ट्रिय उत्पादन पनि हुँदैन, उद्योग छैन, कल कारखाना हुँदैन, जसले गर्दाखेरि एकातिर शोधनान्तर घाटा सधैँ भइरहने, हाम्रो ठुलो संख्यामा युवाहरू विदेशमा बस्नुपर्ने, उमेर भएका र पाखुरी बजाउन सक्ने युवाहरू विदेश पठाएर कसरी हामी देश बनाउन सक्छौँ? त्यसकारण हामीले आफ्नो राष्ट्रिय उत्पादन बढाउने, उद्योगहरू खोल्ने, र हामीले जस्तै कि हामीले एउटा कपडा उद्योग खोलेर देशभित्र हामीले आफ्ना नागरिकहरू विशेष त राष्ट्र सेवामा लगाएकालाई मात्रै हामीले कपडा उपयोग गर्ने अवस्था बनाउँ त ठुलो मात्रामा चाहिँ नि हाम्रो कपडा आयात रोकिन्छ। त्यसै गरी खाद्यान्नमा हामी आत्मनिर्भर हौँ, हामीले धेरै तरकारी, चामल, अरू जम्मै उपभोग्य वस्तुहरू हामीले देशभित्र उत्पादन सबै नसके पनि केही गर्न सक्यौँ भने स्वाभाविक रूपमा राष्ट्र समृद्ध हुन्छ, रोजगारी पनि हामी सिर्जना गर्न सक्छौँ। यो विषयमा राष्ट्रले पर्याप्त ध्यान दिन सकेन। विगतमा हामीले केही कामहरू त थाल्यौँ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र देशभित्र युवाहरूलाई रोजगारी दिने प्रयास गर्यौँ, अरू थुप्रै कामहरू थाल्यौँ, तर बीचमा सरकार ढल्यो, जसले गर्दाखेरि अहिले गठबन्धन आइसकेपछि ती सबै कामहरू चाहिँ एक किसिमले भन्दा बेपत्ता भएका छन्, हराएका छन्। अब यसपल्टको चुनाव त एउटा गठबन्धनका बीचमा, एउटा एमालेको बीचमा हुँदैछ। पार्टीको रूपमा त एमाले चुनाव लड्दैछ, अर्को त गठबन्धन हो, त्यो पार्टी होइन। पार्टीहरू भेला भएको हो, त्यो एमाले हराउनु हो, उहाँहरूले भनिसक्नु भएको छ एक्लै लड्न सक्दैन भन्नुभएको छ। भनेपछि त्यो गठबन्धनसँग विचार छैन, दृष्टिकोण छैन, सिद्धान्त छैन, कार्यक्रम छैन, लक्ष्य छैन, गन्तव्य छैन, देश कसरी बनाउने भन्ने कुरा छैन, खालि भागभण्डाको राजनीति छ। त्यस कारणले नेकपा एमाले पार्टीको रूपमा एउटा बलियो शक्तिको रूपमा चुनाव लड्छ र घोषणा पत्र मार्फत जनतालाई, आम जनतालाई सहमत गराएर हामीले चाहिँ आगामी सरकार निर्माण गरेर 5 वर्षीय सरकार दिएर देशलाई हामी समृद्धिको विकासमा को बाटोमा लान्छौँ। यसमा एमाले बडा प्रष्ट छ, यसमा यहाँहरू कोही पनि अल्मलिनु पर्दैन। एमाले जनतालाई धोका दिनै दिँदैन। उम्मेद्वार छनौटमा काहीँ कतै त्रुटि भएका छन् भने हामीले त्यसले चुनाव परिणामलाई पनि असर गर्यो, आगामी दिनमा एमालेलाई सच्याउनु पर्छ। मैले मेरो आफ्नो कार्यक्षेत्रको कुरा गर्नुहुन्छ भने चाहिँ एकजना मान्छे पनि हामीले पैसा हेरेर हामीले उम्मेदवारी दिएनौँ। पैसा मैले अघि भने म आफै स्वयं पनि पैसा हेरेर पार्टीले टिकट दिने भने म वडा अध्यक्षको टिकट पनि पाउँदिन थिएँ होला, तर म 4 पल्ट खोटाङ जिल्लाबाट चाहिँ नि प्रतिनिधि सभामा चुनाव लडिरहेको छु। भनेपछि पार्टीले सबै ठाउँमा त्यसो गर्छ भन्ने कुरा चाहिँ सच्चाइ होइन, एका दुई त्यस्ता भएका छन् भने हामी त्यसलाई
0: सच्याउँछौँ। हस्, नेपाल चौतारीमा आज हामीले चुनावका मुद्दा के कस्ता हुनुपर्दछ भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्यौँ। नेपाल चौतारीको आजको छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचार राखिदिनु भएकोमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईज्यू, तपाईँलाई धेरै धेरै धन्यवाद। कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न विचार राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीको अर्को अङ्क अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को विषय लिएर हामी पुनः आउने नै छौँ। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु। हवस् त, नमस्ते। तपाईँको दिन शुभ रहोस्।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषयमा, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज पनि हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा कुरा गर्दैछौ। आजको नेपाल चौतारीमा चुनावका बेलामा जुन राजनीतिक दलहरूले निकाल्नुभएका चाहिँ घोषणा पत्रहरूको बारेमा केन्द्रित भएर हामी छलफल गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो, एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्नको लागि आज मसँग राजनीतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। मुमाराम खनालज्यू, कार्यक्रम नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
3: धन्यवाद आनन्दजी।
1: हजुर, आराम हुनुहुन्छ?
3: एकदम ठिक छु।
1: हजुर, अब चुनावकै कुराकानी गरिरहेका छौँ हामी आज। विशेष गरी आज चाहिँ अब यो राजनीतिक दलहरूको घोषणा पत्रका बारेमा कुराकानी गरिरहेका छौँ, समीक्षा गरौँ नि त भनेर आजको कार्यक्रमलाई त्यसरी तय गरिएको छ। अब निर्वाचन आउन 20 दिन बाँकी छ। मुख्य दलहरूले आफ्ना घोषणा पत्र, प्रतिबद्धता पत्र, संकल्प पत्र आदि नाममा चाहिँ सार्वजनिक गरिसकेका छन्। अब यो घोषणा पत्रको कुरा गर्नुपर्दाखेरि चाहिँ अब विगतदेखि हामीले सुन्दै देख्दै पढ्दै आएका पनि छौँ, होइन? यो घोषणा पत्र चाहिँ खास चुनावका बेलामा अलिकति यो ठुल्ठुला आश्वासन राखिएका, कतिपयले त यसलाई चाहिँ अब मतदाता झुक्याउने हावादारी बाचा पनि भनेर भनिएको पनि मैले पढेँ। त्यस्तो भन्ने गरिन्छ कि घोषणा पत्र त्यस्तै हो त? यहाँबाट सुरु गरौँ आजको छलफल।
3: घोषणापत्र वास्तवमा चाहिँ धेरै औपचारिक छन्। राजनीतिक दलहरूले घोषणापत्र यति लामा लेख्छन्, त्यो उनीहरूको चाहिँ पहिलेदेखिको एउटा ट्रेन्ड कस्तो छ भने त्यो एउटा परम्परा जस्तै बनिसकेको छ। चुनावको चाहिँ केही दिन अगाडि उनीहरूका आफ्ना चाहिँ दर्शन विचार भनेर जुन भन्छन् त्यो दर्शन विचारदेखि लिएर आफूले गरेका कामहरूको एकदमै लामो समीक्षा र त्यो समीक्षाबाट आफूलाई नै सही प्रमाणित गरेर अनि जुन गर्नुपर्ने कुरा हो, खास गर्नुपर्ने कुरा चाहिँ अन्तिममा गएर असाध्यै थोरैमा लेख्छन्। यो चाहिँ घोषणा पत्र लेख्ने यस्तो परम्परालाई अलिकति अहिले आएका नयाँ दलहरूले अलिकति राप्रपाको पनि बुलेट पोइन्टमा छ। तर मैले अरू दलहरूको चाहिँ घोषणा पत्र हेर्दाखेरि त्यो परम्परालाई चाहिँ उनीहरूले कायमै राखेको देखिन्छ, जसले गर्दा असाध्यै झर्क लाग्दो र खास कुराहरू कहाँ छ त भनेर त्यो खोज्न पनि गाह्रो। नेपाली कङ्ग्रेसको पनि मैले हेर्दाखेरि त्यो 50-52 पेजको छ, त्यस्तै नेकपा माओवादी केन्द्रको पनि एकदमै लामो छ, अनि त्यस्तै चाहिँ समाजवादीको पनि लामो छ। अनि यसरी अलि लामो घोषणापत्रहरूमा चाहिँ उनीहरूका विगतका समीक्षाहरू धेरै र गर्नुपर्ने कामहरू जो असाध्यै थोरै बुलेट पोइन्टमा लेख्दाखेरि हुन्थ्यो 1-2 पेजमा, ती कुराहरू चाहिँ कता कता घुसेको भएर अनि मान्छेहरूले चाहिँ केही नयाँ लेखेको भए पनि थाहा नपाउने अथवा त्यसलाई चाहिँ नजरअन्दाज गर्ने चाहिँ त्यो कर्मकाण्डी र औपचारिकता मात्रै यो घोषणापत्रहरूमा चाहिँ अभिव्यक्त भएको हुनाले मलाई पनि त्यस्तो लाग्छ। असाध्यै झर्को लाग्दा भाषणहरूको एउटा पुलिन्दा मात्रै बनाउने त्यो परम्परालाई दलहरूले तोडे हुन्थ्यो, तर अहिलेसम्म त्यो कायमै राखेको देखियो आजको दिनसम्म पनि।
1: यो चुनावको यो घोषणा पत्र बनाउने चाहिँ यो राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा मात्रै जस्तो पनि देखिन्छ कहिलेकाहीँ चाहिँ। अब यो चाहिँ पाठकले अथवा मतदातासम्म यो पुग्छ पुग्दैन, मतदाताले पढ्छन् पढ्दैनन् भन्ने कुराको पनि समीक्षा हुन आवश्यक होला जस्तो लाग्छ। अलिक बढी चाहिँ यो कसको कति राम्रो, कसको यो अगाडिको फ्रन्ट पेज अति राम्रो, अलिक बढी प्रतिस्पर्धा जस्तो देखिन्छ। यो प्रतिस्पर्धा मात्रै सीमित छ? यो पढ्छन् त वास्तविक मतदाताहरूले अथवा सर्वसाधारणले यसले पढ्न पाउँछन्?
3: वास्तवमा यसको स्वतन्त्र र विश्वसनीय संस्थाबाट त्यति यो अन्वेषण चाहिँ भएको छैन। एउटा खालको सर्वेक्षण यसमा चाहिने हो, होइन? त्यस्तो कुनै संस्थाले गरून् भन्ने पनि म यही तपाईँकै कार्यक्रमबाट, यो लोकप्रिय कार्यक्रमबाट त्यो आह्वान पनि गरेँ। यसभन्दा अगाडि सायद मलाई लाग्छ संविधान सभाको दोस्रो निर्वाचन ताका एउटा चाहिँ कुनै संस्थाले गरेको थियो, त्यो आफैमा त्यो संस्था र त्यसले गरेको सर्वेक्षण कति विश्वसनीय छ भन्ने त मलाई त्यति जानकारी छैन, मैले अहिले बिर्सि पनि सकेँ. तर उसले चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा के गरेको थियो भने राजनीतिक दलका आधारमा राजनीतिक दलले जसलाई भन्छ त्यसलाई चाहिँ 80% चाहिँ करिब करिब मतदाताहरूले दलकै आधारमा चाहिँ भोट हाल्ने हामीहरूको परम्परा छ भन्यो. त्यो अहिले यो 72 सालमा नयाँ संविधान आएपछि त्यसमा थोरै परिवर्तन चाहिँ देखिएको छ. त्यो त्यो दललाई मतदान गर्ने अथवा चाहिँ अन्य दलहरू जो चाहिँ स्वतन्त्र अथवा नयाँ दलहरूलाई पनि अलिकति खुकुलो मतदाता भएको सहरी क्षेत्रमा चाहिँ मतदान गर्ने एउटा खालको परम्परा चाहिँ त्यो काठमाडौँले पनि देखायो. काठमाडौँ बाहिर पनि त्यस्ता केही उदाहरणहरू भए, धरान लगायत केहीमा स्थानीय निर्वाचनमा त्यसको प्रभावले होला. अहिले पनि धेरै ठुलो संख्यामा स्वतन्त्र र नयाँ दलहरूबाट काफी मात्रामा उम्मेद्वारहरू उठिरहेका छन्। यसको मतलब अलिकति नेपालको चाहिँ भोटिङ प्याटर्नमा थोरै चाहिँ परिवर्तन आएको भन्ने चाहिँ देखिन्छ. र उसले चाहिँ अन्य घोषणा पत्र पढेर चाहिँ 10-15% मान्छे मात्रै त्यसबाट प्रभावित हुन्छन् र त्यो भोटमै त्यो कति रूपान्तरण हुन्छ भन्ने कुरा चाहिँ धेरै कठिन छ भन्ने चाहिँ गरेका थियो एउटा सर्वेक्षण, होइन अहिले मैले बिर्सि पनि सकेँ, धेरै पहिला हो. तर मलाई के लाग्छ भने त्यो धेरै हदसम्म त्यति बेला पनि सही थियो र त्यसको प्रतिशतमा 5-10% यताउता भयो होला. तर त्यो खालको चाहिँ सर्वेक्षणमा एउटा एउटा खालको सत्यता छ भन्ने मैले अहिले पनि ठान्छु, किनकि त्यो राजनीतिक दलहरूका घोषणा पत्रहरू असाध्यै औपचारिक रूपमा उनीहरूले थोरै निकाल्छन् र त्यसलाई चाहिँ बाँड्छन्, त्यो एउटा औपचारिक चाहिँ कर्मकाण्ड रूपमा भनेर मैले किन भनेको भने त्यो चाहिँ काठमाडौँमा हल्लाखल्ला गर्न मिडियामा हल्लाखल्ला गर्न त्यसले काम गरिरहेको हुन्छ र त्यसले चाहिँ केही राजनीतिक दलहरूले जस्तै माओवादी केन्द्रले अहिले शासकीय स्वरूपको कुरा उठाएछ, त्यस्तै राप्रपाले पनि शासकीय स्वरूपको कुरा उठाएछ, शासकीय स्वरूपमा चाहिँ परिवर्तनको कुरा उठाएछ. यस्ता कुराले अलिकति मतदातालाई छुन्छ पनि, किनकि हाम्रो अस्थिर राजनीतिले गर्दा यदि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री अथवा राप्रपाले भने जस्तै राज संस्थाको पुनर्बहाली गरेर राष्ट्रपतिको ठाउँमा राजालाई राखेर अनि प्रत्यक्ष प्रधानमन्त्री जस्ता कुराहरू के हुन्छन् भने उनीहरूका राजनीतिक दलहरूको लागि अथवा चाहिँ बाहिर पनि यो यो शासकीय स्वरूपमा उठेका कुराहरू हुन्. यस्ता कुराहरूमा अलिकति जो नेपाली समाज चाहिँ यस संघीयता अथवा प्रदेश सरकारका कुरा यस्ता कुराहरूमा अलिकति विभाजित पनि छ सामाजिक चाहिँ तहमा, अनि यस्ता मुद्दाहरूमा चाहिँ अलिकति राजनीतिक दलहरूले यस्तो यस्तो अडान लिएका छन् त्यो चाहिँ ठिक छ अथवा बेठिक छ भनेर केही चर्चाहरू हुन्छन् जो असाध्यै ध्रुवीकृत मुद्दाहरू हुन्छन्, होइन त्यस बाहेकका मुद्दाहरूमा चाहिँ सबैले चाहिँ एउटा कुरा चाहिँ अलिकति जोड दिएको कुरा के छ भने खास गरेर स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा, सामाजिक सुरक्षाको क्षेत्रमा अनि रोजगारी र चाहिँ समृद्धिको कुराहरू सबैले नै लेखेका छन् होइन एक प्रकारले. तर यी मुद्दाहरू चाहिँ सधैँ समाजमा छन् पनि, तर यी मुद्दाहरूलाई चाहिँ ठोस रूपमा अझ 20 लाख मान्छेहरूलाई माओवादी केन्द्रले त रोजगारी प्राधिकरणकै कुरा उठाएको छ होइन, भन्दाखेरि 20 लाख मान्छेहरू जो कि अहिलेको श्रम बजारमा 5 लाख मान्छेहरू श्रम बजारमा आउँछ प्रति वर्ष नेपालमा, भनेपछि 5 वर्षको लागि चाहिँ उसले भन्यो भने पनि 20 लाख मान्छेहरूलाई चाहिँ उसले 5 वर्षलाई 5 वर्षभित्रमा रोजगारी सिर्जना गर्नका लागि रोजगारी बोर्डै बनाउने कुरा गर्छ. विदेशबाट आउनेलाई हामीले कति कठिन छ, यहाँ समाजवादीले 10 लाख चाहिँ ऋण चाहिँ चाहिँ सहुलियतमा चाहिँ उपलब्ध गराउने कुरा गरेको छ होइन, उसले कमाएर तिर्ने गरेर भन्दा राजनीतिक दलहरूले खपतका लागि त्यो राजनीतिक खपतका लागि जे कुराहरू गर्छन् ती कुराहरू गर्नका लागि हाम्रो चाहिँ अर्थ राजनीतिक अवस्था कस्तो छ भनेर त्यसले सपोर्ट गर्छ कि गर्दैन भनेर तथ्यहरू केही पनि दिँदैन होइन. त्यो तथ्यहरू नदिएपछि के हुन्छ भने ती कुराहरू हावादारी लाग्छन् नागरिकलाई र उनीहरूले चाहिँ त्यो तथ्यमा टेकेर यो आएको छैन भन्ने कुरा यसभन्दा अगाडिका घोषणा पत्रहरू जस्तै नै होला भनेर धेरै जसोले नपढिकन त्यो फालिदिन्छन्, किनकि त्यो कपी पेस्ट जस्तै पनि छ, उस्तै उही परम्परालाई उस्तै तरिकाले लेखेको छ र त्यो धेरै कथाहरू चाहिँ गुनिएको छ र हिजो आज चाहिँ गठबन्धन किन हुनु पर्यो भन्ने पुष्टि गर्नलाई नै धेरै शब्दहरू खर्च गर्नुपर्ने होइन राजनीतिक पार्टीहरूलाई, अनि त्यो गठबन्धनले चाहिँ फेरि स्थिर सरकार बनाउँछ भनेर चाहिँ दावी गर्नुपर्ने जो कि एउटै पार्टीको झन्डै 2/3 सरकार पनि आफै चाहिँ आफ्नै पार्टीभित्रको अन्तर्द्वन्द्वले यहाँ त्यो स्थिरता प्रदानै गर्दैन होइन. हिजो चाहिँ एउटै पार्टीको 6 चाहिँ हामीले प्रादेशिक सरकार र एउटा चाहिँ सङ्घीय सरकार बनाउँदाखेरि पनि स्थिरता दिन सकेन, भन्दाखेरि त हामी कहाँ त पार्टीहरू चाहिँ गठबन्धन बनाए पनि समस्या, एउटै पार्टीलाई चाहिँ अत्यधिक बहुमत दिए पनि समस्या, यी समस्याहरू किन आए भनेर मसिनरी उनीहरूको आफ्नो चाहिँ समीक्षा चाहिँ पार्टीभित्र छैन.
1: यो जस्तो
3: यो घोषणा मात्रै छ
1: हजुर, यो
3: हामीलाई त्यति धेरै ठुलो सरकार हुँदैन
1: हजुर. यो घोषणा पत्रकै कुरा गरिरहँदाखेरि चाहिँ जस्तो अघि यहाँले पनि भन्नुभयो अब यो अलिकति बढी हावादारी भनेर मान्छेले भन्छन् भनेर पनि कुरा गर्नुभयो। यो घोषणा पत्र बनाउँदाखेरि जसरी राखिन्छ नि त्यो चाहिँ त्यसमा अलिकति रिसर्च हुन्छ, त्यसको लागि पूर्व तयारी हुन्छ, त्यसको लागि केही गृह कार्य भएर चाहिँ त्यसमा लेखिन्छ कि अब यहाँले भन्नुभएको जस्तो यो प्रायः त अब हामीले सुन्छौँ यो एकदमै पटक पटक सुन्ने गरेको चाहिँ कपी पेस्ट गरिन्छ, अब यो हतार हुन्छ कि अथवा यसको बारेमा खासै ज्ञान हुँदैन कि अथवा त्यो ज्ञानमा चाहिँ सीमितता भएर त्यस्तो हुन्छ कि खास यो किन यो सधैँ एकै खालको गोलमोटल अनि कतिपय चाहिँ यस्तो पनि हुन्छ कि शब्दावलीहरू शब्दहरू चाहिँ बुझिँदैन भन्न खोजे के हो सीमित जसले बुझ्छ उसले लेख्छ तर जसले पढ्नुपर्ने हो उसले त बुझ्दै बुझ्दैन यस्तो किन हुन्छ।
3: यो के हुन्छ भने यो राजनीतिक घोषणा पत्रहरू बनाउँदाखेरि खास गरेर दुई तहका मान्छेहरूबाट बनाउनु पर्ने हुन्छ होइन, एउटा चाहिँ प्राविधिक तह हुन्छ जो चाहिँ केही अब विद्युतको कुरा गर्दा त्यसप्रति जानेको ज्ञान भएको विज्ञको चाहिँ आवश्यकता पर्छ, पर्यावरणको कुरा गरौँला हाम्रो पर्यावरण र विकासलाई कसरी जोड्ने भन्ने कुरा होला, हाम्रो शिक्षालाई चाहिँ हामीले कस्तो बनाउने भन्ने कुराहरू होला, स्वास्थ्यको कुराहरू त्यो एउटा चाहिँ प्राविधिकले गर्नुपर्ने तथ्यगत कुरा आउँछ भने एउटा चाहिँ राजनीतिक दिशाको कुरा आउँछ। राजनीतिक दिशाको कुरा आउँदा हाम्रा राजनीतिज्ञहरू कस्ता छन् भन्नुहुन्छ भने त्यो राजनीतिक दिशा प्रदान गर्न पनि सक्दैनन्, अब त्यो विज्ञ त राजनीतिज्ञहरू हुने कुरा पनि भएन, उनीहरू चाहिँ कुनै कुनै अपवासहरू होलान् तर धेरै जसो राजनीतिमा त्यस्तो मान्छेको अपेक्षा पनि गरिएको हुँदैन, ऊ जनतासँग जोडिएको हुन्छ। तर हाम्रा चाहिँ राजनीतिज्ञहरूले के गर्छन् भने ल घोषणा पत्र बनाउनु पर्यो भनेपछि पार्टीभित्र रहेका बुद्धिजीवीहरूलाई त्यो जिम्मा दिन्छ, वामपन्थीहरूको पनि एउटा बुद्धिजीवी छ जो परोक्ष पार्टीप्रति परोक्ष सम्बन्ध राख्छ। अब यता नेपाली कङ्ग्रेसकै कुरा गर्ने भने पनि विज्ञहरू चाहिँ उनीहरूका चाहिँ विज्ञहरू धेरै छन् बुद्धिजीवीहरू पनि धेरै छन् तर त्यो पार्टीसँगको कनेक्सन पार्टीको डिरेक्सनको चाहिँ तहमा हेर्ने हो भने त्यसको कनेक्सन टुटेको देखिन्छ त्यहाँ पनि। भन्दाखेरि नेपाली कङ्ग्रेस केही हदसम्म चाहिँ मलाई के लाग्छ भने उसको पार्टीको चरित्रले गर्दाखेरि वामपन्थीहरूको जस्तो धेरै लफाजी चाहिँ हुँदैन र उनीहरूले चाहिँ अलिकति आफूले गर्न सक्ने कुराहरू अलि बढी लेख्न चाहिँ खोज्छन्। तैपनि उनीहरूका चाहिँ घोषणा पत्रहरू पनि के हुन्छन् भने त्यो राजनीतिक नेतृत्व र राजनीतिक दिशाबाट चुडिएको एउटा चाहिँ चुडिएको चङ्गा जस्तो देखिन्छ होइन, त्यो अलिकति माथि टप टपमा चाहिँ त्यो घोषणा पत्र बन्ने त्यसले चाहिँ राजनीतिक आधार चाहिँ नभेट्याउने त्यो खालको हुन्छ। अब वामपन्थीहरूको हेर्नुहुन्छ भने तपाईँले भने जस्तो उनीहरूका केही जार्गनहरू यस्ता छन् त्यही पार्टीका भित्रकाले मात्रै बुझ्छन् अरूले कसैले पनि बुझ्दैन, एकदम धेरै चाहिँ त्यो वामपन्थी जार्गनहरूले चाहिँ भरिएको घोषणा पत्र हुन्छ उनीहरूको र उनीहरू चाहिँ के गर्छन् भने बढी चाहिँ विगतको समीक्षामा उनीहरूका धेरै समय खर्चिएको हुन्छ र अहिले अहिले अहिलेको कुरा गर्दाखेरि चाहिँ असाध्यै आजको कुरा गर्दैनन् कि त भविष्यको असाध्यै ठुलो समाजवादमा पुगेपछि सबै समाधान हुन्छ भन्ने कुरा छ, या चाहिँ विगतको चाहिँ समीक्षा मात्रै छ अनि वर्तमानको के छ त भन्दा केही पनि छैन अनि मान्छे त वर्तमानमा बाँच्छ, त्यसमा आज हामीले गर्न सक्ने कुराहरूलाई टेकेर मात्रै भविष्यको चाहिँ रणनीति तयार गर्नुपर्ने हो। तर वामपन्थीहरूको तपाईँ धेरै हेर्नुभयो भने भविष्य असाध्यै सुन्दर छ, हिजो चाहिँ हामी चाहिँ यसो यस्तो हुनाले गल्ती भएको हामी सही थियौँ अरू गलत थिए र आज चाहिँ आजका समस्याहरू के छन् त भन्दा उनीहरूले छुन्नन् आज किनभने आज उनीहरूको राम्रो छैन होइन, आजका कुरा गर्न उनीहरूलाई घाटा छ, त्यसमाले वामपन्थीहरूको एउटा त्यो त्यो खालको चाहिँ परम्परा रहिआएको हुनाले उनीहरूका भविष्यमा चाहिँ यति गर्ने यो गर्ने भन्ने तथ्यहीन कुराहरू आजको सत्यतामा नटेकिकन बढी घोषणा पत्रहरू लेखिएका छन् र केही नयाँ दलहरूले पनि घोषणा पत्र ल्याएका छन्। मैले अपेक्षाकृत हेर्दा बरु नयाँ दलहरूले के भने धेरै कुराहरू चाहिँ आजका कुरा गरेका छन्
1: हजुर, यो खाने पानीको समस्या यो घोषणा पत्रमा अहिलेका घोषणा पत्रहरूमा के छन् यहाँले अध्ययन पनि गर्नुभयो होला, अहिले हामी त्यसमा चर्चा पनि गर्छौँ। हामीसँग केही सहभागीहरू टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूका प्रश्न विचार लिउँ त्यसपछि अनि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिन्छौँ। उषा ढुङ्गाना हुनुहुन्छ अछामबाट, उषाजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार अनि अतिथिजीलाई पनि नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: हजुर मेरो प्रश्न त यस प्रकार छ, विभिन्न राजनीतिक दलका घोषणा पत्र वा प्रतिबद्धता पत्रमा के कस्ता पक्षहरू उल्लेख भएका हुन्छन् र बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्छ?
1: हस् धन्यवाद उषा ढुङ्गाना अछामबाट। त्यसै गरी तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी कार्यक्रम नेपाल चौतारीमा स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार पनि नमस्कार मेरो,
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् तिलकजी।
5: प्रश्न के छ भने अब हरेक पार्टीको आफ्नो घोषणा पत्र हुन्छ, त्यो घोषणा पत्रमा जति पनि लेखेका कुराहरू पढ्दा अथवा सुन्दा कतिपय मान्छेहरू हाँस्छन् त्यो हाँस्नुको कारण के हो र घोषणा पत्रमा खास कस्ता कस्ता कुराहरू लेख्नुपर्ने हो, घोषणा पत्रमा आवश्यकता भन्दा किन अनावश्यकता कुराहरू लेखिन्छ र त्यसलाई त्यो घोषणा पत्रमा लेखिएका कुराहरूलाई भोलि गएर उनीहरूले सही तरिकाले काम गर्न सकेनन् भने त्यस तिनलाई सजाय दिने व्यक्ति को हुन्छ, यसको बारेमा प्रश्न पारिदिनुहोस्।
1: हस्, धन्यवाद तिलकजी। तिलक अधिकारी चितवनबाट हुनुहुन्थ्यो। त्यसै गरी कृष्ण भट्ट हुनुहुन्छ बैतडीबाट। कृष्णजी, यहाँलाई नेपाल चौतारीमा स्वागत छ।
6: हस्, धन्यवाद।
1: तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
6: मेरो नमस्कार है।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार राखिदिनुहोस्।
6: मेरो प्रश्न भन्दाखेरिमा जस्तै अब यो बहुदलीय व्यवस्था भन्छन् अहिले त होइन, घोषणा पत्र सबैले जारी गर्छन् होइन, अब यो अनावश्यक प्रतिरोध र अन्य त्यो दोहोऱ्याइ र त्यो राखिरहने होइन, वर्षको वर्ष त्यही नै अब पुरा नगर्ने होइन, अझ त्यहीलाई थपेर अनि बढाएर राख्ने होइन, यो लामो लामो बनाउने होइन, जुन आवश्यकता पर्ने हो त्यो चिजलाई नराखेर, जस्तै अब शिक्षा स्वास्थ्यलाई रोजगारीलाई मात्र भन्छन्, त्योभन्दा अरू आवश्यकता हुन्छ कि हुँदैन, त्यो बारे प्रश्न पारिदिनु हुनु अनुरोध गर्दछ।
1: हस्, कृष्ण भट्ट जी बैतडीबाट हुनुहुन्थ्यो। कृष्णजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद। अर्कै एउटा पनि म लिइहाल्छु, अनुमोल खत्री हुनुहुन्छ बागलुङबाट। अनुमोलजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
7: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
7: हाम्रो मोमराम सरलाई पनि नमस्कार है।
3: नमस्कार।
7: मेरो प्रश्न के छ भन्दा, यो विभिन्न राजनीतिक दलहरूले विभिन्न चुनावको समयमा घोषणा पत्रहरू ल्याउने अनि त्यो घोषणा पत्र ल्याइसकेपछि त्यो कार्यान्वयनमा पनि नहुने, अब अहिलेको जुन शासकीय स्वरूप छ त्यो शासकीय स्वरूपलाई परिवर्तन गर्नुपर्छ भन्ने, अब त्यो परिवर्तन गर्ने भनेर मात्र हुँदैन र यो संविधान संशोधन पनि गर्नुपर्छ, यो जुन शासकीय स्वरूप छ यो लाई नयाँ ढङ्गले परिवर्तन गर्नको लागि, अब यो हाम्रो जुन इलेक्सन पनि एउटा प्रधानमन्त्री जुन एउटा जनताबाट चुनिने एउटा व्यवस्था भइदियो भने मात्र पनि एउटा
1: उहाँको टेलिफोनमा के समस्या आयो जस्तो छ। हुन्छ, मोहरामजी, अब उहाँ हामी चारजनाको छ लिउँ पाले पालो उहाँहरू।
3: हजुर, हाम्रो उषाजीले जुन चाहिँ बहुदलीय व्यवस्थामा दलहरूको भूमिकाको कुरा गर्नुभएको छ, वास्तवमा बहुदलीय व्यवस्थामा दलहरूको नै प्रमुख भूमिका हुन्छ, उनीहरू नै निर्वाचित हुन्छन्, निर्वाचित भएर उनीहरूले नै सरकार बनाउँछन्, त्यस कारणले बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुनाले नै यो निर्वाचन भएको छ र उनीहरू त्यसै हुनाले नै हामी के चर्चा गरिरहेछौँ भने राजनीतिक दल कस्तो हुनुपर्छ र उनीहरूका चाहिँ आफ्नो चाहिँ कर्तव्य के हो र मतदातालाई चाहिँ उनीहरूले कसरी आफ्नो कुराहरू चाहिँ राख्नुपर्छ र उनीहरूबाट मत माग्नुपर्छ भन्ने कुरा चाहिँ यही विषयमा नै हामी कुरा गरिरहेछौँ र बहुदलीय व्यवस्थामा दलहरू नै सर्वोपरि हुन्छन् र हामीलाई चाहिँ 5 वर्षको लागि हामीले उनीहरूलाई म्यान्डेट दिन्छौँ र उनीहरूले नै फेरि सरकार बनाउँछन् र त्यो सरकार बनाएपछि दुवै तहबाट एउटा चाहिँ नीति निर्माणको तहबाट र अर्को चाहिँ हाम्रो चाहिँ दैनन्दिनको चाहिँ प्रशासकीय कामदेखि लिएर सबै राजनीतिक दलहरूले एउटा नीतिगत रूपमा चाहिँ उनीहरूले जुन नीति लिन्छ त्यसैको आधारमा हुने हुनाले महत्त्वपूर्ण हुन्छ। र अर्को कुरा यहाँ तिलक अधिकारीजीले भन्नुभएको थियो घोषणा पत्रहरूमा कस्तो कुरा वास्तवमा लेखिनुपर्ने हो,
1: घोषणा पत्र पढेर मान्छे किन हाँस्छन् भन्ने उहाँको अर्को प्रश्न
3: हो। हाँस्छन् पनि भन्नुभएको थियो, वास्तवमा त्यो हाँस्छन् सही नै हो। त्यो हाँसेको कारण के हो भन्नुहुन्छ भने राजनीतिक दलहरूले जानेर चाहिँ जोड गर्नुपर्ने हो आफ्ना कुराहरू राख्न, किनभने दुई तहका कुराहरू हुन्छन्, एउटा चाहिँ आजका कुरा हुन्छन् र आजको कुरा चाहिँ भोलि 50 वर्षपछि हामीले कुन रणनीतिक लक्ष्य कुन गोल सेट गर्छौँ भन्ने हो होइन। पहिलो त राजनीतिक दलहरू गोल सेटर पनि हुन्, उनीहरूले चाहिँ 20 वर्षपछि के गर्छन् भन्ने कुरा आजका प्रत्येक चाहिँ क्रियाकलापहरूबाट निर्धारित हुन्छ। त्यस हुनाले उनीहरूले दीर्घकालीन कुरा गर्दा उदाहरणकै लागि भनौँ, 20 वर्षपछि हामी 20,000 मेगावाट चाहिँ बनाउँछौँ भनेपछि एक वर्षमा कति बनाउँछौँ त र हिजो कति बनायौँ त, त्यसका आधारमा चाहिँ आजका प्राथमिकताहरू तय हुन्छ होइन। त्यसरी नै हामी भोलि विद्युतीय सवारी साधनको कुरा छ, पर्यावरणको कुरा छ अथवा शिक्षाको कुरा छ भनेपछि आज हामी कुन अवस्थामा छौँ, कति शिक्षित छन् र त्यो शिक्षालाई कति प्रतिशत पुऱ्याउँछौँ, त्यो सम्भव छ कि छैन। र बजेट चाहिँ घटाउँदै जानुभएको छ, 62-63 सालदेखि यताको मात्रै कुरा गर्ने भने 17% बजेट चाहिँ शिक्षामा जान्थ्यो, आज 8% आधामा ल्याइसक्नुभयो होइन। तर अब शिक्षामा धेरै ठुलो गुणात्मक परिवर्तन गर्छ भन्दाखेरि त उहाँहरू चाहिँ 2-3 दलहरूका मात्रै घोषणा पत्र हेर्नुभयो भने तपाईँ उनीहरू त 62-63 सालदेखि लगातार सरकारमा छन् भन्दाखेरि त्यो जनताले किन हाँस्छन् भन्दा त्यसै कारणले हाँस्छन्, उनीहरू भन्छन् अर्कै कुरा, गरिरहेको त अर्को छन्। फेरि तपाईँ शिक्षाको बजेट चाहिँ जहाँ सभ्य राष्ट्रहरू हुन्छन् जहाँ चाहिँ शिक्षाको बजेट चाहिँ 20-25% खर्च गर्छ, जहाँ चाहिँ विश्वविद्यालयले ज्ञान उत्पादन गर्छ, तर हामी कहाँ किन विश्वविद्यालय कमजोर बन्दै गए भन्दाखेरि राजनीतिक दल झन् पुरानो छ, अरू देशमा के छन् भने विश्वविद्यालय 300, 400, 500 वर्षका छन्, होइन राजनीतिक दलहरू चाहिँ 10-15-20-25 वर्षका हुन्छन्, हामी कहाँ चाहिँ 75-80 वर्षका राजनीतिक दल छन्, विश्वविद्यालय 60 वर्षको छ बल्ल होइन भन्दाखेरि त हाम्रो शिक्षा नीतिको कुरा सबै दलले गरेका छन्। तर त्यो शिक्षा नीतिको कुरा गर्दाखेरि उहाँहरूले के गर्नुभएको छ भनेर त्यो डेटा हेर्नु हो भने 62-63 सालदेखि बजेटको एलोकेसन कसरी भएको छ भन्ने एउटा चाहिँ कम्पोनेन्ट्सलाई हेर्ने बित्तिकै उनीहरू झुटो बोलिरहेछन् भन्ने देखिन्छ। स्वास्थ्यकै कुरा गर्दा सबभन्दा धेरै माफियाकरण भएको चाहिँ विषय स्वास्थ्य छ होइन, भने स्वास्थ्यलाई निजीकरणमा पनि यति भद्दा निजीकरण राजनीतिक दलहरूले गरेका छन् र उनीहरूले आफ्ना नेताहरूले आफूले आफ्नै सांसदहरूले जहाँ चाहिँ त्यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छ आफ्नै चाहिँ सहकारी आफ्नै चाहिँ हस्पिटल बनाउनका लागि आफ्नै चाहिँ त्यो सिट बढाउनका लागि जे चलखेल चाहिँ संसदमा हुन्छ त्यो तपाईँले देख्नुभयो भने स्वास्थ्यको विषयमा यिनीहरूले रिफर्म गर्छन् त भन्दाखेरि कसैले पत्याउँदैन, त्यहाँ पनि हाँस्छन्, गोविन्द केसीका कतिवटा अनसन भए भनेर त्यो मान्छेले गनेर बसिराखेका छन्। भन्दाखेरि सार्वजनिक यातायातको हालत त झन् यति खराब छ कि हामीले चाहिँ विगत 15 वर्षको चाहिँ तपाईँले डेटा हेर्नुभयो भने 3-2 जनयुद्ध त फेरि भइसके, किनभने चाहिँ त्यो हाम्रो 3 कुराबाट तपाईँ चाहिँ गुणस्तरहीन यातायातका साधनहरू जुन सार्वजनिक यातायात छन् त्यसपछि असाध्यै चाहिँ हचुवामा दिएको व्यावसायिक लाइसेन्स र हाम्रो चाहिँ रोड पर्मिट रोडको चाहिँ ट्र्याक खोल्न पाएको छैन रोड पर्मिट दिइसक्छ त्यसका कारणले 40,000 मान्छेहरू चाहिँ मरिसके भन्दाखेरि त तपाईँ 40,000 मान्छेले अनाहकमा हाम्रो चाहिँ पोलिसी राम्रो नभएको कारणले जुन चाहिँ ज्यान गुमाएका छन् हाम्रा सडकको हाम्रो यातायातका साधनहरूको र चाहिँ यातायातमा कस्ता मान्छेले चलाइरहेछ उसले नक्कली लाइसेन्स लिएर गरेको छ कि उसको कति वर्षको छ भन्ने कुरा नजानेको हुनाले हामीले त्यो पोलिसीलाई राम्रोसँग रिफर्म नगरेको हुनाले यति धेरै चाहिँ जनधनको क्षति जुन भएको छ यसको हिसाबै गरेका छैनौँ हामी। हामी त्यो 17,000 धेरै भनिदिन्छ होइन, तर हामी दिनदिनै चाहिँ मान्छेहरू कसरी मरिरहेछन् बिना काममा भन्दाखेरि त यो पनि डरलाग्दो बाटो हो। मैले भन्न खोजेको चाहिँ त्यसलाई छुट दिनुपर्छ भने होइन, तर हामीले चाहिँ हाम्रा चाहिँ पोलिसीहरूबाट चाहिँ हेर्नु पर्यो भन्ने कुरा हो। त्यसै हुनाले नै त्यो हाँस्छन् होला भन्ने मलाई यति मात्रै त्यहाँ जाउँ। कृष्ण भट्टजीले बहुदलीय व्यवस्थामा चाहिँ शिक्षा र स्वास्थ्य मात्रै चाहिँ कुरा हो कि अरू पनि हो भनेर क्वेसन गर्नुभएको छ। अरू पनि छन् राजनीतिक दलहरूले सायद नछोएको त कुनै विषय नै छैन होइन, नासामा हामी चाहिँ चन्द्रमामा जान्छौँ भन्ने लेखा छैनन्, अरू चाहिँ बाँकी सबै नै छ त्यहाँ, तर त्यो गर्छन् कि गर्दैनन् भन्ने कुरा विगत 25 वर्षदेखि लगातार त्यही लेखिएको हुनाले नै हामीले चाहिँ उनीहरूका राम्रा कुराहरू पनि त्यो अविश्वास गर्नुपर्ने एउटा चाहिँ जुन हाम्रो लोककथा छ होइन कालु र चाहिँ बाघको कथा, त्यस्तै हामीलाई के छ भने अहिले आएका घोषणा पत्रहरू पनि कोरका जस्तै त होलान् र पढ्दाखेरि त्यस्तै नै हुन्छन्। त्यो कपी पेस्ट धेरै गरिएको छ, बढी समीक्षा हुन्छन् भनेर लामो चर्चा यसभन्दा अगाडि गरियो, अरू पनि छन्। र अब यो कार्यान्वयनको पाटो र शासकीय स्वरूपको जुन चाहिँ अनुमोलजीले कुरा गर्नुभयो, वास्तवमा शासकीय स्वरूपको चाहिँ अब संसदबाटै गर्ने हो, त्यो त दुई तिहाई बहुमत नभइकन त्यो शासकीय स्वरूप फेर्न सकिँदैन। अब कुनै पार्टी हिजो चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ शासकीय स्वरूपमा नेकपा एमाले र माओवादी केन्द्रको एउटै थियो करिब करिब कि राष्ट्रपति अथवा चाहिँ प्रत्यक्ष निर्वाचित चाहिँ प्रधानमन्त्री फ्रेन्च मोडेल भनेर नेकपा एमाले चाहिँ तात्कालीन संविधान सभामा वकालत गरेका थिए। तर यी दुईटै पार्टीको द्वितीय बहुमतको नजिक जाँदाखेरि पनि शासकीय स्वरूपको कुरा संसदमा त आएन भन्दाखेरि उहाँहरूले चाहिँ त्यो झुटो बोलिरहनु भएको छ। र अझ खतरनाक कुरो के हो भने उहाँहरूले चाहिँ हिजो जुन ढङ्गले चाहिँ एउटा प्रतिपक्षमा बस भनेर चाहिँ जम्मा प्रत्यक्षतर्फ 23 सिट जितेको नेपाली कङ्ग्रेसलाई उहाँहरू चाहिँ आफै गुहार गरेर आफ्नो ठुलो पार्टी फुटाएर जसरी चाहिँ उहाँहरूले चाहिँ काङ्ग्रेसलाई चाहिँ सत्ताको चाहिँ नेतृत्व गरिदिनु पर्यो भनेर हात जोड्नुभयो, आज फेरि त्यही प्रतिपक्षसँग मिलेर हामी चाहिँ गठबन्धन गरेर आउँदैछौँ भन्नुभएको छ। भन्दाखेरि त आफ्ना मतदाताको पनि अपमान भएको छ। यो 5 वर्षमा तपाईँ हेर्नुभयो भने यो शासकीय स्वरूपको कुरामा मात्रै होइन, त्यो कार्यान्वयनको पक्षमा जे गर्न भनेर मत माग्नु भएको थियो उहाँहरू त्यसको उल्टो गर्नु। त्यस कारणले पनि मलाई लाग्छ यी यावत प्रश्नहरूमा राजनीतिक दलहरूले बढी चाहिँ सोचुन् र घोषणा पत्रहरू आफूले गर्न सक्ने त्यो प्रतिबद्धता भन्नुभएको छ अथवा सङ्कल्प भन्नुभएको छ, त्यो त प्रतिबद्धता भने त गर्न सक्ने कुरामा प्रतिबद्धता लिनु पर्यो, गर्न नसक्ने कुरामा चाहिँ किन प्रतिबद्धता लिनु? त्यसो हुनाले चाहिँ त्यो प्रतिबद्धता पत्र भन्नुहोस् अथवा सङ्कल्प पत्र भन्नु त्यो वास्तवमा त्यो घोषणा पत्र नै हो। त्यो हामीले 5 वर्षमा यहाँ काम गर्छौँ जसको आधारमा त्यो 5 वर्षको यो काममा टेकेर हामी 10-20 वर्षपछि यो लक्ष्य हासिल गर्छौँ भन्ने कुरा प्रष्ट रूपमा चाहिँ 2-3 पेजको एउटा बुलेट पोइन्टमा लेखिदिँदा हुन्छ उहाँहरू।
1: हजुर, हामीसँग अझै 3 चाहिँ सहभागी टेलिफोनमा आइसक्नु भएको छ, उहाँहरूको प्रश्न लिउँ। रामबहादुर पुलामी हुनुहुन्छ बर्दियाबाट, रामबहादुरजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
8: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ अतिथिसँग राखिदिनुहोस् न।
8: अतिथिजीलाई पनि नमस्कार है।
3: नमस्कार रामबहादुरजी।
7: मेरो चाहिँ प्रश्न यस प्रकार रहेको छ, जस्तै अब यो राजनीतिक दलहरूले जुन हरेक घोषणा पत्रहरूमा हरेक उसलाई चाहिँ समेट्छन् तर अपाङ्गहरूको एजेन्डालाई किन समेट्दैनन्, र अपाङ्गहरूको एजेन्डालाई कदमकाल समेटे पनि उनीहरूको चाहिँ एजेन्डा चाहिँ कार्यान्वयन हुन चाहिँ एकदम कठिन भइरहेको छ, यसमा चाहिँ राजनीतिक दलहरूले अलि सोच्न जरुरी छ कि भन्ने चाहिँ मेरो चाहिँ प्रश्न हो।
1: र
7: अर्को कुरो अपाङ्गहरूलाई प्राथमिकता नदिनुमा अपाङ्ग राजनीतिक दलहरूको पनि कमजोरी हो कि जस्तो लाग्छ मलाई, यसमा चाहिँ तपाईँको विश्लेषण के छ प्रश्न पारिदिनु न, हार्दिक अनुरोध गर्दछु।
1: हस् धन्यवाद, धन्यवाद रामबहादुर पुलामेजी। त्यसै गरी जगत सुनार हुनुहुन्छ दैलेखबाट, जगतजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
8: हेलो नमस्कार।
1: हजुर नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस्।
8: अतिज्यूलाई पनि नमस्कार।
3: हजुर नमस्कार,
8: एकदमै आज म खुसी छु किनकि मेरो प्रिय लेखक आदर्श व्यक्ति खनाल सरसँग म आभार निस्कन पाएँ, फेरि एकचोटि म आभार व्यक्त गर्न चाहन्छु। मेरो प्रश्न
3: होइन,
8: जस्तो अहिले भने नि सबैले देखेको र नातेदार उम्मेदवार बढ्दा देखिन्छ क्या, जस्तो कुनै न कुनै रूपमा नातावाद कृपावादमा जोडिएका मान्छेहरू, अर्को कुरा फेरि जस्तो अब अपाङ्गता भनेर तोकिया छ अथवा पर्सेन्टको रूपमा उनीहरू अपाङ्गताभित्र पनि त्यो खासकै अलि पाउनुपर्ने अथवा पहुँचको आधारमा भइरहेछ क्या, प्राथमिकताको आधारमा भन्दा पनि अब सङ्कल्प पत्र प्रतिबद्धता पत्र अथवा घोषणा पत्र जे गरिन्छ जे लेखिन्छ बोलिन्छ त्यो देखाउनका लागि अथवा सुनाउनका लागि अथवा हल्ला खल्ला अघि भने जस्तो होइन त्यो खालको मात्रै जो सामान्य जनताहरू जो हामी छौँ नि उनीहरूले खास के कुरालाई आधार अथवा के कुरालाई महत्त्व दिँदा अथवा भोट गर्दा केमा ध्यान दिनुपर्छ भन्न यो सोध्न।
1: मुद्दाको प्राथमिकीकरणका कुरा यहाँले जोड्न खोज्नु भएको जस्तो लाग्यो। जगत सुनार हुन्थ्यो दैलेखबाट, त्यस्तै गरी पुष्कर थापा हुनुहुन्छ दैलेखबाटै हुनुहुन्छ। पुष्करजी स्वागत छ यहाँलाई नेपाल चौतारीमा।
9: नमस्कार,
1: तपाईँको प्रश्न विचार यसरी राखिदिनुहोस् पुष्करजी।
9: मेरो प्रश्न के छ भने घोषणा पत्रमा युवाहरूलाई प्राथमिकता दिने भनेर नेताहरूले घोषणा पत्रमा समावेश गरेका हुन्छन् तर यसलाई पब्लिकली नै खाँदैनन् र घोषणा पत्र लेखन गर्दा अन्य दलले लेखन गरेको घोषणा पत्र सेम टु सेम हुन्छ र एउटा दलले समावेश गर्न नसकेको कुरा पनि कुराहरू अर्को दलले किन समझ्दैन र त्यो एउटा सेम टु सेम आउँछ त्यो
1: धन्यवाद पुष्कर थापाजी। उहाँले चाहिँ हरेक दलको घोषणा पत्र उस्तै हुन्छ, एउटै हुन्छ, सेम टु सेम हुन्छ, अर्को दलले छुट्टाएका कुरा अर्को दलको घोषणा पत्रमा किन समेटिँदैन, त्यस्तो अभ्यास भए त राम्रो हुन्थ्यो भन्ने उहाँको आशय पनि हुनसक्छ। त्यही हामीले तिनजना सहभागीको प्रश्न विचारहरू लियौँ। मुमारामजी,
3: रामबहादुरजीले त्यो अलिकति फरक क्षमताका व्यक्तिहरू उहाँले चाहिँ अपाङ्ग भन्नुभयो, अलिकति फरक क्षमताका व्यक्तिहरू उनीहरूसँग विशिष्ट अर्कै खालको क्षमता हुन्छ, उनीहरूका लागि राज्यले गर्नुपर्ने साँच्चै नै धेरै दायित्वहरू छन्। त्यो चाहिँ वास्तवमा राजनीतिक दलहरूले केही दलहरूको घोषणा पत्रमा त्यो छ पनि होइन, त्यो अलिकति फरक क्षमता भएका व्यक्तिहरूको लागि चाहिँ के गर्ने भन्ने कुरा र कैयौँ चाहिँ अब यसमा चाहिँ आँखाको कुरा छ, कानको कुरा हुन्छ, अब अथवा चाहिँ उनीहरूलाई हिँड्नको लागि चाहिँ बाटोको कुरा हुन्छ, यी कुराहरूमा चाहिँ अब बाटोको कुरामा त त्यो भ्यालै छ होइन, अपाङ मैत्री चाहिँ ऊ चाहिँ छँदै छैनन् कतै पनि, त्यो हस्पिटलमा जाँदा पनि छैन, स्कुलमा जाँदा छैन, तपाईँ अब उसमा विश्वविद्यालयहरूमा छैन, कुनै पनि सार्वजनिक संस्थाहरूमा सरकारी अफिसहरूमा छैन, त्यो प्रकारको असाध्यै व्हील चेयरहरू चाहिँ जाने बाटोहरू छैनन् भने यसमा चाहिँ धेरै नै समस्याहरू छन्। तर केही राजनीतिक दलहरूले त्यसलाई चाहिँ त्यो औपचारिकता पर्छ होला अथवा चाहिँ उनीहरूले त्यो कुरा सम्झेर होला, एक दुईवटा पार्टीको घोषणा पत्रमा त्यो कुरा लेखिएको छ। र अर्को जगतजीले जुन कुरा गर्नुभयो यो नातावादको सम्बन्ध नाता र चाहिँ सम्बन्धीहरूलाई टिकट दिने अथवा चाहिँ मौकाको चाहिँ जति बेला सरकार बन्छ त्यति बेला चाहिँ नातावादलाई चाहिँ दिने यो राजनीतिक दलहरूको एकदमै ठुलो रोग छ। उनीहरूले आन्दोलन गर्ने बेलामा चाहिँ सर्वसाधारण जनताको छोराछोरीहरू चाहिने, जब चाहिँ सेवाको चाहिँ एउटा सुविधाको चाहिँ पदहरू दिनु पर्यो त्यसपछि चाहिँ आफ्नो नजिकका चाहिँ नाता सम्बन्धहरू खोज्ने अथवा चाहिँ विभिन्न चाहिँ पैसै लिएर होइन राजदूत बनाउँदाखेरि पैसा लिएर राजदूत बनाएका कथाहरू हामीले धेरै चाहिँ सञ्चार माध्यममा सुनेका छौँ, नेताहरूका चाहिँ कुराहरू सुनेका छौँ, अथवा अन्य धेरै चाहिँ प्राध्यापकहरूका गुनासोहरू पनि हामीले सुनेका छौँ जो परराष्ट्र सम्बन्धी चाहिँ ज्ञान राख्छन्। अब यो नाता सम्बन्धको कुरा राजनीतिक दलहरूको जुन चरित्र छ त्यो चरित्र कस्तो छ भन्दाखेरि उनीहरू चाहिँ उनीहरूको चाहिँ त्यो सिलेक्सन प्रोसेस नै यति गलत छ कि त्यो एउटा सिलेक्सन बायस थ्योरी पनि छ। त्यो चाहिँ के हो भने उनीहरू आफू जस्तै आफ्नो प्रशंसा चाहने आफ्नो नजिकको पार्टीभित्र पनि सबै हिसाबले चाहिँ उसको चाहिँ स्तुति गान गर्ने मान्छेहरू बाहेक अरूलाई चाहिँ उनीहरूले बाहिर राखेका हुन्छ, त्यो सिलेक्सनमै आउँदैन, उनीहरूको पोटरीभित्रै त्यो पर्दैन। त्यस कारणले राजनीतिक दलहरूमा हिजो आन्दोलनको बेलामा चाहिँ के थियो भने जुन मान्छे चाहिँ त्यो आन्दोलनमा भाग लिन्छ, रिस्क लिन्छ, त्यो एउटा पार्टीको सिलेक्सन प्रोसेसै चाहिँ राजनीतिलाई चाहिने, राजनीति पार्टीलाई चाहिने त्यो बेलाको आवश्यकताले मात्रै ती मान्छेहरू चाहिँ नजिक आउँथे, जो मान्छे सङ्घर्षशील थियो, जो मान्छे चाहिँ रिस्क लिन तयार हुन्थ्यो। तर अहिले चाहिँ के हो भने रिस्क लिन पनि नपर्ने, केही पनि लिन नपर्ने ठाउँमा जाँदाखेरि नेताका चाहिँ आफन्तहरू मात्रै पर्ने, त्यसमाले पार्टीहरूको यो जुन चाहिँ सिलेक्सन गर्ने प्रोसेस छ त्यसमा चाहिँ मूल्याङ्कनको जुन आन्तरिक मूल्याङ्कनको पाटो छ, आन्तरिक चाहिँ लोकतन्त्रको पाटो छ, त्यो असाध्यै कमजोर भएको हुनाले यस्तो भएको हो। र राजनीतिक दलहरूले त्यसमा चाहिँ अलिकति आफूलाई परिवर्तित गर्नु चाहिँ आवश्यक छ। र अर्को चाहिँ पुष्कर थापाजीले जुन भन्नुभयो, राजनीतिक दलहरूका चाहिँ घोषणा पत्रहरू करिब करिब उस्तै उस्तै छन्, केही कुराहरू जस्तै राजनीतिक तहमा हेर्नुभयो भने केही कुराहरू फरक छन्। जस्तै माओवादीले चाहिँ समाजवादमा पुग्नका लागि आज चाहिँ शासकीय स्वरूप परिवर्तनको कुरा गर्छ भने राजाको चाहिँ पुनर्बहालीको लागि शासकीय स्वरूपको कुरा गर्छ राप्रपाले, होइन। त्यहाँ पनि के छन् भने हामीले राजनीतिक आन्दोलन एक प्रकारले समाप्त भएर अब हामी चाहिँ एउटा समृद्धिको चाहिँ यात्रातिर चाहिँ जानुपर्छ, अब विकासको राजनीति, अब विकासले प्राथमिकता पाउनुपर्छ भन्यौँ। तर सबै दलहरूको तपाईँ अहिले चाहिँ हेर्नुभयो भने राजनीतिक क्रान्तिलाई नै अझै पनि चाहिँ उनीहरूले मुख्य ठाउँमा राखेका छन्, होइन। अब समाजवादतिर यात्रा गर्ने हो अथवा चाहिँ उदार लोकतन्त्रतिर यात्रा गर्ने हो अथवा राजतन्त्रतिर यात्रा गर्ने हो भन्ने कुरामा राजनीतिक दलहरूको चाहिँ मूल राजनीतिक चाहिँ दिशा चाहिँ तय भएकै छैन। भनेपछि त्यो विकासका मुद्दाहरू दोस्रो प्राथमिकतामा परेका छन् सबै राजनीतिक दलहरूले हेर्नुभयो भने। जस्तै आइडेन्टिटीको कुरा गर्ने, जसले चाहिँ आफ्नो चाहिँ सामाजिक अस्मिता र पहिचानको जसले कुरा गर्छ, ऊ ती राजनीतिक दलहरूले पनि अझै राजनीतिक आन्दोलन समाप्त नभएको हरू चाहिँ त्यो अस्मिताको आन्दोलनले नयाँ उचाइमा उठाउने कुरा गर्छन्। जसले चाहिँ क्षेत्रीय अस्मिताको कुरा गर्नेहरू अथवा चाहिँ जातीय अस्मिताको कुरा गर्नेहरू, होइन। भन्दाखेरि त्यो आइडेन्टिटी बेस्ड पोलिटिक्समा अहिले पनि त्यसको चाहिँ त्यो ह्युमन डिग्निटीलाई चाहिँ तपाईँले केन्द्रमा राख्न बित्तिकै ती कुराहरू चाहिँ मुखरित भएर चाहिँ आइरहेछन्। भनेपछि मैले चाहिँ समग्रमा चाहिँ पार्टीहरूको हेर्दाखेरि जुन पार्टीहरूले चाहिँ धेरै जसो नयाँ संविधान बनिसकेपछि हाम्रो चाहिँ राजनीतिक यात्रा भनौँ न, हाम्रो राजनीतिक आन्दोलन अब चाहिँ दोस्रो तहमा छ, अब पहिलो तहमा चाहिँ डेलिभरी नै हो र त्यो डेलिभरीलाई चाहिँ प्रमोट गर्ने चाहिँ राजनीतिक एजेन्डा हुनुपर्छ भनेर भने राजनीतिक दलहरूले, र विकासका एजेन्डाहरूमा चाहिँ प्रवेश गरौँ भने। तर यथार्थमा त्यो अहिलेका घोषणापत्रहरू जतिसम्म सार्वजनिक भए, ती सार्वजनिक भएका घोषणापत्रहरूको चाहिँ मूल त्यसको प्रिम्बल हेर्दाखेरि, त्यसको पृष्ठभूमि तपाईँ हेर्नुभयो भने दलहरूको राजनीतिक खिचातानी, राजनीतिक दिशातिरको खिचातानी नै पहिलो प्राथमिकतामा रहेको देखिन्छ। यो चाहिँ अलिकति आश्चर्य लाग्ने कुरा पनि छ, किनकि हामी राजनीतिक स्थिरता प्राप्त गर्न सकेकै रहेनछौँ, किनकि हाम्रा आफ्ना आफ्ना राजनीतिक दलका मुद्दाहरू त्यो सङ्घर्षबाट स्थापित गर्ने तहसम्म नै उनीहरूले ती कुराहरू लेखिरहेछ।
1: हजुर, हामीसँग अझै सहभागीहरू आउनुभएको छ। शिशिर डाङ्गी हुनुहुन्छ रोल्पाबाट। शिशिरजी, यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
10: धन्यवाद सर।
1: हजुर, तपाईँको प्रश्न विचार के छ, छोटोमा राखिदिनुहोस् न।
10: अतिथिजीलाई नमस्कार छ मेरो।
3: नमस्ते।
10: आज एकदमै समसामयिक गम्भीर विषय उठान गर्नुभएकोमा तपाईँप्रति म आभार प्रकट गर्न चाहन्छु। आज यो जुन हाम्रो विश्लेषकज्यू अथवा विशेषज्ञ हाम्रो जुन वक्ता हुनुहुन्छ, उहाँले भनेको कुरा सम्यक रूपमा सबै अतिथिज्यूलाई हाम्रा जिज्ञासा राख्ने साथीहरूले राम्रै कुरा उठान गरेको जस्तो लाग्यो।
3: त्यही भएर
10: हजुर रोल्पाबाट मैले पनि एउटा कुरा राख्न चाहन्छु। यो हाम्रो सम्पूर्ण हाम्रा नेपाली जनसमुदायहरूलाई, यो सचेत युवाहरूलाई राजनीतिप्रति, राजनीतिक दलहरूप्रति अलिकति विकृष्णा जागेको पाँच वर्षको यो 74 सालदेखि, अथवा 74 सालमा अलिकति के परिवर्तन हुन्छ कि के अब कम्युनिस्टहरू के राजनीतिलाई सिस्टमतिर लिन लाग्यो कि भन्ने लागेको थियो। जुन नेपाल र माओवादीको जुन मिलन र प्रतिपक्षको भूमिका काङ्ग्रेस लिने गर्दा अब राजनीतिमा के अलिकति क्रान्ति अथवा समृद्ध नेपाल, सुखी नेपाली हुन्छ कि भन्ने लाग्थ्यो। तर त्यसो भएन, आफ्नो स्वार्थको लागि, आफ्नो चाहिँ व्यक्तिगत स्वार्थको लागि अथवा आफ्नो पद प्रतिष्ठा नपाएपछि राजनीतिमा असम्भव कुरा पनि सम्भव हुँदो रहेछ। यो के कारणले हुन्छ यो नजिकबाट मलाई चाहिँ यो जिज्ञासा ल्याइदिनु। अनि अर्को कुरा मलाई लागेको कुरा के हो भने चाहिँ यो राजनीतिमा स्वार्थै स्वार्थ छ नेपालमा अहिले जुन छ, यसको अन्त्यको लागि केही निकास गरिदिनुहुन्थ्यो कि भन्ने, केही समाधानको उपायहरू यस ल्याइदिनुहुन्थ्यो कि
1: भन्ने। धन्यवाद। सिसिल डाङ्गी हुनुहुन्थ्यो रेफलाबाट, हामी आज चाहिँ घोषणा पत्रका बारेमा बढी केन्द्रित भएर छलफल पनि गरिरहेका छौँ। त्यस्तै गरी हामी आजको लागि अन्तिम सहभागी हुनुहुन्छ टिकाराम राई उदयपुरबाट हुनुहुन्छ। टिकारामजी यहाँलाई स्वागत छ नेपाल चौतारीमा।
11: धन्यवाद। नेपाल चौतारीमा तपाईँले

0: तर जीवन बिमा निशुल्क गर्ने मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी कसरी दिने, के गर्ने, अनि अपाङ्गता भएका व्यक्तिहरू जो बेरोजगार छन् उनीहरूको लागि चाहिँ भत्ता कसरी बढाउने भन्ने कुरा चाहिँ घोषणा पत्रमा लेखिँदैन। यो किन लेखिँदैन होइन, यो चाहिँ अब यो खबरदारी गर्नुपर्ने आवश्यक छ, यो के किन भयो यसरी भइरहेको छ भन्ने मेरो प्रश्न हो।
1: हस्, धन्यवाद धन्यवाद। उहाँ हुनुहुन्थ्यो टिकाराम राई उदयपुरबाट। हजुर मोमारामजी।
2: हजुर शिशिर डाङ्गेजीको प्रश्नमा जाउँ। उहाँले चाहिँ वास्तवमा चाहिँ राजनीतिप्रति अलिकति यसभन्दा अगाडि जुन वामपन्थीहरूले चाहिँ एउटा स्थिर सरकारको चाहिँ कुरा गरे र वामपन्थी एकताको कुरा गरे, त्यसले चाहिँ वामपन्थी जगतमा एउटा उत्साह पैदा गर्यो र त्यो एउटा जुन अस्थिर हुन्छ नेपालको राजनीति अझ यो सङ्घीयतापछि धेरै अस्थिरतामा जान्छ भन्नेहरूलाई एउटा जवाब देला भन्ने चाहिँ अपेक्षा थियो। त्यसपछि मान्छेहरूले एउटा समृद्धिको दिशातिर त्यो पार्टीले तात्कालिक रूपमा जुन कुराहरू उठाएको थियो त्यसबाट नेपालको चाहिँ राजनीति जगत मात्रै होइन नेपाली नागरिकमा एउटा चाहिँ उत्साह जगाएकै हो त्यसले सुरुवातमा। तर त्यो उत्साह बिस्तारै उनीहरूको आन्तरिक कलहमा मात्रै होइन, त्यो चाहिँ एउटा हँसी मजाकमा मात्रै ती समृद्धिका कुराहरू ती सबै बिलाएर गए। त्यसपछि युवाहरूमा एउटा खालको नैराश्यता र अब यिनीहरूबाट यिनलाई बहुमत दिए पनि हुँदैन, यिनीहरूलाई चाहिँ सानो पार्टी बनाए पनि हुँदैन, ठुलो पार्टी बनाए पनि हुँदैन, यिनीहरूबाट हुँदैन भनेर एउटा तब्का चाहिँ धेरै निराश भयो। खास गरेर अझ वामपन्थी राजनीति गर्ने तब्का जो युवाहरू थिए उनीहरू चाहिँ निराश भए। त्यो स्वाभाविक के हो भने अहिलेका राजनीतिक दलहरूबाट केही हुँदैन भनेर त्यो नैराश्यताको कुराहरू चाहिँ अहिलेकै राजनीतिक दलहरूको आफ्नो विगतको क्रियाकलापले जगाएको र त्यसले के गर्यो भने केही युवाहरू अब आफै अगाडि सर्नुपर्छ भनेर आउनु चाहिँ नेपाली राजनीतिमा एकदमै सकारात्मक कुरा हो, किनकि हामी कहाँ युवा बाहुल्य अहिले पनि हाम्रो देशको अवस्था छ। तर यही अवस्था अब 15-20 वर्षपछि रहँदैन, धेरैजसो हाम्रा चाहिँ युवाहरू बाहिर चाहिँ श्रम गर्नको लागि जान्छन् र केही पढे लेखेका मान्छेहरू चाहिँ यस्तो ब्रेन ड्रेन त हाम्रो चाहिँ अझै त्यसको कुनै हामीले लेखाजोखा नै गरेका छैनौँ। त्यस कारणले राजनीति बिग्रिएपछि माथिल्लो तहमा हुन्छ राजनीतिक नेतृत्व भनेको, त्यो बिग्रिएपछि त्यसभन्दा तल आउने त्यो अन्टरप्रेनरसिपमा पनि त्यो समस्या आउँछ, इनोभेसनमा पनि समस्या आउँछ, तपाईँ चाहिँ अरू जुनसुकै क्रियाकलापहरू गर्नुभयो भने पनि त्यो सामाजिक सेवामा पनि त्यो त्यो त्यो तहको चाहिँ प्रतिफल आउँदैन राजनीति खराब भएपछि। त्यो राजनीति राम्रो भयो भने तपाईँ हामीले व्यक्तिगत रूपमा गरेका कैयौँ चाहिँ सामान्य कुराहरू पनि धेरै राम्रो प्रतिफल उसले प्राप्त गर्छ होइन। त्यस कारणले गर्दाखेरि यो राजनीतिमाथि बिग्रेका कारणले त्यो युवाहरूमा एउटा खालको नैराश्यता आएको छ। तर त्यो नैराश्यतालाई तिर्नका लागि अब युवाहरू नै राजनीतिमा बढी सक्रिय भएर आजका आवश्यकताहरूलाई चाहिँ केन्द्रमा राखेर आउनु पर्यो। हिजो चाहिँ पार्टीहरूले चाहिँ हिजोको इतिहासको ब्याज मात्रै धेरै खान्छन् र उनीहरू सत्तामा गइसकेपछि धेरै जसोलाई के विश्वास छैन भने आफै गर्न केही पनि सक्दैन, राजनीतिमा गएपछि एक प्रकारको चाहिँ एउटा निष्क्रिय मान्छे बन्छ, होल्टाइमर बन्छ, दिनभरि भाषण गर्छ, आफ्नो काम केही पनि गर्दैन। त्यस हुनाले आफै उत्पादन गरेर राजनीति गर्ने चाहिँ वातावरण बनाउनुपर्छ, त्यसका लागि अब युवाहरू नै अगाडि आउनुपर्छ भन्ने म यति मात्रै टिप्पणी गरेँ। सर टिकारामजीको चाहिँ एउटा हामीले चाहिँ यो फरक चाहिँ क्षमता भएका व्यक्तिहरूको बारेमा यसभन्दा अगाडि नै हामीले कुरा गरिसकेका छौँ, त्यस हुनाले त्यसमा चाहिँ हामी जानै परेन। राजनीतिक दलहरूले त्यसलाई चाहिँ उपेक्षा गरेका छन्, यद्यपि केही औपचारिक वर्ष लेखे पनि त्यसको चाहिँ ठोस आधार छैन। हामीले चाहिँ अपाङ्ग भएका व्यक्तिहरूलाई हामीले के गर्नेछौँ भन्ने कुराहरू चाहिँ त्यो प्रष्ट पनि छैन, तर यिनीहरूलाई पनि हामीले चाहिँ गरिनेछ भनेर चाहिँ भन्न बित्तिकै त त्यो गर्ने कुरा पनि
1: हजुर घोषणा पत्रमा लेखेका कतिपय कुराहरू चाहिँ त्यही पार्टी चाहिँ सत्तामा आइसके पछाडि सरकार बनाउँदाखेरि पनि त्यो कुरा चाहिँ कार्यान्वयनमा जाँदैन भन्ने चाहिँ मुख्य प्रश्न
2: जाँदैन। हजुर यहाँसम्म कि सरकारको नीति तथा कार्यक्रममा सधैँ आउँछ त्यस्ता विषयहरू होइन, धेरै नै अझ अहिलेका दलका घोषणा पत्र भन्दा सरकार त कार्यान्वयन गर्ने ठाउँमै हुन्छ, त्यो नीति तथा कार्यक्रममा आएका कुरा पनि कार्यान्वयन भएको छैनन्, त्यस कारणले यो धेरै ठुलो समस्या आएको छ। अर्को उहाँले जुन चाहिँ यो भत्ता बढाउने, बिमा दिने, बिमित गर्ने भन्ने छ, हामी कहाँ के छ भने अलिकति हामी गरिब छौँ अनि गरिबी नै बाँड्ने कुरा मात्रै गर्नुहुन्छ क्या दलहरूले। हामीले पहिला उत्पादन गर्ने कुरा केही पनि छैन होइन, हाम्रो चाहिँ बिजनेस पनि ट्रेड बिजनेस छ, म्यानुफ्याक्चरिङ बिजनेस छैन, म्यानुफ्याक्चरिङका लागि चाहिँ हामीले चाहिँ त्यो उद्योग धन्दा गर्ने वातावरण पनि छैन। राजनीतिक दलहरूले नै त्यो उद्योग धन्दा हुने वातावरण चाहिँ समाप्त पारेका छन्, किनभने विभिन्न पेसागत सङ्गठन खोलेका छन् र ती सङ्गठनहरूको चाहिँ बार्गेनिङ र राजनीतिक दलहरूको कोप बाजनमा परेर त्यो उद्योगले चाहिँ फस्टाउने वातावरणै छैन। त्यस कारणले धेरै मान्छेहरू आफ्नो लगानी जोखिममा पारेर उद्योग खोल्नै तयार छैनन्, भन्दाखेरि उद्योग चाहिँ फ्रेन्डली नीति नै छैन। तपाईँले हरेक मन्त्रालयले 8-9 मन्त्रालय तपाईँ चाहिँ उद्योग गर्नका लागि चाहिँ त्यहाँ जुन सरकारवाला मन्त्रालय हुन्छ त्यसको समन्वय पनि गरिदिँदैन, जबकि लगानी बोर्ड भनेर उहाँहरूले चाहिँ त्यो बोर्डै बनाउँछ।

0: तर त्यो बोर्ड बनाएर त्यो बोर्डले के गर्यो भन्ने भने अहिलेसम्म भत्ता खाने बाहेक केही पनि छैन. त्यसमा त्यो कोअर्डिनेसन गरिदिएला उद्योग धन्दा खोल्नका लागि विभिन्न मन्त्रालयहरूको जुन खालको असहयोग हुन्छ त्यसलाई चाहिँ चाँडै फास्ट ट्र्याकबाट गर्नका लागि चाहिँ उसले त्यो समन्वय गर्ला भनेर त्यो बनाएको हो.
1: अब यो
0: कारणले गर्दाखेरि हाम्रो गरिबी बाँड्नेछ कि त्यो वृद्ध भत्ता बढाउने अनि विधवा भत्ता बढाउने अनि चाहिँ मान्छेहरू चाहिँ चाहिँ कहीँ कुनै दुर्घटनालाई रोक्ने होइन, दुर्घटनामा मर्यो भने चाहिँ त्यसलाई कति पैसा दिने अनि सहीद कसरी घोषणा गर्ने भन्दाखेरि हाम्रो टोटल यो गलत ट्र्याकमा गयो. हामीले चाहिँ सही ट्र्याकमा ल्याउनु पर्यो त्यसलाई. सही ट्र्याकमा ल्याउनु भनेको के हो भने पहिला त रोजगारी दिनु पर्यो.
1: हजुर, अब जस्तो हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ, अन्तिममा एउटा प्रश्न चाहिँ समग्रमा आज हामी विभिन्न विषयमा छलफल गऱ्यौँ घोषणापत्रमा रहेर, छोटोमा चाहिँ अहिलेको घोषणापत्रहरू हेर्दाखेरि केही घोषणापत्रहरू हेर्दाखेरि चाहिँ यहाँले पाउनुभएको एक दुई तिन नयाँ कुरा विशेष कुरा चाहिँ के पाउनुभएको छ?
0: मैले अलिकति नयाँ कुरा के हो भने एउटा चाहिँ हामीले चाहिँ अलिकति बिजुली खपत गर्ने जुन चाहिँ क्यापासिटी अलिकति बढ्दै गइरहेछ. हामीले अलिकति राम्रो प्रयत्न नेपालले गर्यो भने हामीलाई करिब करिब चाहिँ हामी प्रत्येकको घर घरमा, त्यो नेपाली कङ्ग्रेसले त्यो कुरा चाहिँ उठाएको छ होइन, हाम्रो प्रत्येक चाहिँ घर घरमा हामीले बिजुलीबाट नै सबै कुराहरू गर्न सक्ने अवस्था त्यो त्यो छ. र त्यसलाई चाहिँ यति गम्भीरतापूर्वक राजनीतिक दलहरूले लिने हो भने त्यो कति 10,000 मेगावाटको कुरा गरिरहेको छ उसले 5 वर्षभित्रमा. त्यसमा चाहिँ उल्लेख्य रूपमा चाहिँ परिवर्तन आउने, किनभने बिजुली पहिलोचोटि हुन बित्तिकै धेरै कुरामा परिवर्तन आउँछ.
1: केही केही सम्भावनाहरू त हामीले देखेका पनि छौँ, अहिले केही प्रगतिहरू त देखिरहेका पनि छौँ.
0: अर्को कुरा चाहिँ के हो भने विश्वविद्यालयको कुरा गर्दाखेरि हाम्रो चाहिँ राजनीतिक दलहरूले जुन घोषणापत्रमा शिक्षालाई सबैले नै प्राथमिकतामा राखेका छन्, हाम्रा विश्वविद्यालयहरू त्यो एक अर्कालाई सम्बन्धन दिने नाममा जसरी विश्वविद्यालय प्रदूषित भएको छ र राजनीतिक दलहरूले जुन गठबन्धन भन्नु जे सुकै भन्नु त्यो उनीहरूका चाहिँ मान्छेहरूलाई रोजगारी दिनका लागि होइन, उनीहरू बेरोजगार छन् अनि बेरोजगारले बेरोजगारै उत्पादन गर्नका लागि चाहिँ स्कुल र कलेज खोल्ने जुन चाहिँ होडबाजी छ. पहिलो कुरा यो यसलाई चाहिँ विश्वविद्यालय भनेको के हो भने एउटा ज्ञान आर्जन गर्नका लागि, ज्ञान उत्पादन गर्नका लागि, ज्ञान आर्जन गर्नका लागि सही मानेमा चाहिँ विश्वविद्यालयलाई चाहिँ यदि स्तरीय बनाउनु भयो भने धेरै कुरा हाम्रो सुध्रिएर जान्छ
1: होइन.
0: यो कुरा चाहिँ प्राथमिकतामा राखेका छन् तर त्यो व्यवहारमा पटकै छैन त्यहाँ राखेको कुरालाई चाहिँ गर्दाखेरि. उहाँहरूको स्वास्थ्यमा पनि सबैको चाहिँ एउटा चाहिँ के बनाउनु भएको छ भने जस्तै राप्रपाले 7 प्रदेशमा 7 चाहिँ वीर हस्पिटल जस्तो हस्पिटल खोल्ने भनेको छ होइन. वीर हस्पिटल आफैमा कति त्यो आफैमा त्यो क्यापेबल त छ तर त्यहाँ हुने राजनीतिको चाहिँ प्रभाव कस्तो छ भन्ने कुरा पनि हामीले हेर्नुपर्छ. त्यो आफैमा सक्षम हस्पिटल हो र पुरानो हस्पिटल पनि हो. र शिक्षा र स्वास्थ्यको क्षेत्रमा अब सामाजिक शिक्षाको र स्वास्थ्यको क्षेत्रमा चाहिँ उल्लेख्य रूपमा चाहिँ राजनीतिक दलहरूले त्यो प्रतिबद्धता चाहिँ जाहेर गरेका छन्.
1: हजुर, अब त्यसको कार्यान्वयन कसरी हुन्छ, कुन पार्टी सरकारमा पुग्छ र कार्यान्वयनको पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी छ. हामी विषयमा फेरि पनि विभिन्न विषयमा छलफल फेरि पनि गर्नेछौँ. आजको लागि निर्धारित समय सकिसकेको छ. नेपाल चौतारीमा आज हामीले चुनावी माहौलमा चाहिँ यो चुनावका तयारीका क्रममा चाहिँ राजनीतिक दलहरूले निकाल्नु भएको घोषणापत्रका आधारमा रहेर घोषणापत्र मात्रै चाहिँ समीक्षा गर्यौँ, छलफल गर्यौँ. आफ्नो अमूल्य समय र विचार दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद. मुबारक खनालज्यू,
0: धेरै धेरै धन्यवाद आनन्दजी र नेपाल चौतारी यो एन्टेना फाउन्डेसनको लोकप्रिय कार्यक्रममा मेरा आफ्ना कुराहरू चाहिँ राख्ने मौका दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद.
1: हजुर, कार्यक्रम सुन्नुहुने, फेसबुकमा हेर्नुहुने, साथै आफ्ना प्रश्न जिज्ञासा राख्नुहुने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद. नेपाल चौतारीको अर्को अङ्क आउँदो शुक्रबार अर्को विशेष लिएर हामी फेरि आउने नै छौँ. तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म अनन्त कश्यप घिमिरे पनि बिदा चाहन्छु. हवस् त, नमस्ते. तपाईँको दिन शुभ रहोस्.

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क छ। दुईटा रोटे सूर्य उदाय कि क्या आज त बिहानी कस्तो गर्मी। ए गौरी त पानीको फुलो दे त, घाँटी नै सुकिसक्यो मेरो।
2: ल झार पनि कति पढाएको छ भने, धान गोड्न त यतै आएको छु भने म सिधै हिँड्थेँ नि, बाटो नि छोटो पर्थ्यो।
1: आउने सूर्य थिएन मेरो, घर काका आउनुभएछ त्यही भएर आमा आउनु पाउनु भएन अनि म आएको।
2: त्यसो कुन बेला जाने त हामी कञ्चनकोमा?
1: यतिवटा गरो गोडी सकौँ अनि घर गएर भात खाएर जाम्ला नि। हुन्न
2: हुन्छ साँच्ची कुसुम, एउटा कुरा भनौँ तलाई
1: के?
2: तेरो र हरिशको झगडा मिलेर मलाई कस्तो खुसी लाग्यो नि।
1: किन गौरी?
2: हरिसँग झगडा पर्दा त कस्तो मलाई लाग्दो भएको थियो त।
1: मलाई त हरिसँग कस्तो चिस्टो दुखाएको थियो नि, इन्दु बाउजूलाई केही नभन्नु भनेको थिएँ, पछि उसलाई भेटेर सम्झाउनु भएछ, आएर सरी भनेको भने गयो, झन्डै रोयो बिचरा, अनि त कस्तो माया लाएर आयो।
2: ए भनेपछि मेरो कुसुमलाई हरिशको माया पो लाग्यो?
1: ए अब सुरु भयो फेरि, त्यस्तो केही नै होइन, काम गर्दा
2: भन्ने बेलामा माया लाग्यो भन्छ त नि, पहिलाको जस्तै भेट्ने कुरा गर्ने गर्दिन सकेटी आजकल किन?
1: खै आजकल हरिसित भेट्दा पनि कसैले देख्ला कि भन्ने डर मात्रै लागिरहन्छ, मेरो र उसको बारेमा घरमा थाहा पाउँछन् कि भन्ने हुन्छ।
2: पहिला त्यसो सोच्दैन थिएस त, आजकल चाहिँ के भयो तँलाई?
1: बुवाले नि खाली तैँले कसैलाई मन पराए कि त छैन नि कान्छी भनेर सोधेर हैरान पार्नुहुन्छ। बुवाले त्यसरी सोता म त केही भुल्नै सक्दिनँ, हरिशले मलाई मन पराएको कुरा थाहा भयो भने त।
2: ए तैँले निबन्ध लेखिसकिस्?
1: अँ लेखे, तर आफैले
3: काम पनि गर्दैछौ कि गफ मात्रै गरेर बसेका छौ?
1: निबन्धको कुरा गरेको दाई।
3: कुन निबन्ध?
2: मेरो
1: जीवन।
3: पढाइको कुरा भइरहेको थियो कि अरू नै गफ चलिरहेको थियो, थाहा भइगयो नि। मसँग पनि लुकाउनु पर्ने कुरा चाहिँ के हो तिमीहरूको?
1: केही होइन के दाई, पढाइकै कुरा चलिरहेको थियो।
2: त्यही त,
3: पढाइको कुरा मात्र गर्ने त हो नि तैँले, पढ्ने त त्यही हो
1: दाई पनि।
3: अनि गौरी तिम्रो पढाइ चाहिँ कस्तो चल्दैछ?
2: राम्रो छ दाई।
3: भविष्यमा के भन्ने हो, के छ विचार?
2: खै के दाई, केही सोचेकै छैन, सोच्ने बेला नि त भएको छैन नि, प्लस टू सकाम पहिला अनि त्यसपछि थाहा हुन्छ के भन्ने भनेर।
3: त्यही नि, अहिलेदेखि नै हुन्छ नि यसो।
2: अहिले मलाई त दाई कहिले के भन्न मन लाग्छ कहिले के भन्न मन लाग्छ, जो देखि त्यसै बनाऊ बनाऊ लाग्छ।
3: अनि कुसुम कसै किन टोला कि?
1: के होइन दाई।
3: किन जस्के कि कविता फुरिरहेको थियो कविज्यूलाई?
1: दाई नजिस्क्याउनु न।
3: कविता मात्र सोचेर हुँदैन है कान्छे, पढाइमा नि ध्यान दिनु पर्यो।
1: पढि त रहेको छु नि।
3: यस्तो पढेर चाहिँ भएन, मन लाएर पढ्नु पर्यो अलि, बरु दाङ्गी सरसँग म कुरा गरिदिउँला, ट्युसन पढ्न जा।
1: नै नजाने,
3: ट्युसन पनि नजाने, आफू पनि मन लाएर नपढ्ने कुरो चाहिँ के हो? कि तेरो अरू नै सोच्छ कुसुम?

0: ओ मिलन, बलिङ गर्न आउँदैन? अलि लाइनमा फाल न बल।
1: लाइनमा नै फालिरहेको छु त।
0: हुन्छ, खाले वाइड हान्डिरहेको छ अनि
1: गफ दिन्छ। तेरै ब्याटिङमा टाइमिङ छैन मलाई भन्छ। पख, अब फास्ट बल खान्छस्।
0: के खतरा हुनु, यसले बलिङ नै यस्तो स्लो गरिरहेको छ।
1: स्लो रे, सोमपालको जत्तिकै फास्ट थियो, बुझिस्?
0: लु गफ नदे, अहिले फेरि ब्रेटली, सुर अख्तर सबको नाम लिन थाल्छस्।
2: आयुष, म गरौँ त बलिङ।
1: खुसबु, खतरा बलिङ जाओस् त, अब बोल्ड गरिदियो त यसलाई।
0: ल बलिङ गर खुसबु, म हेलिकप्टर सट ट्राई गर्छु।
2: साँच्ची? ल पखै त।
1: ल तिमीहरू प्र्याक्टिस गर्दै गर, मेरो एउटा काम छ, म गएँ।
2: ल ल,
0: स्पिन बलिङ चाहिँ सही गर्छौ तिमी, दामी टर्न हुन्छ क्या।
2: तिमी पनि ब्याटिङ राम्रो छ नि, अनि कसरी जाने?
0: एकैछिन थकाइ मारौँ न, अनि सँगै जाउला नि। हुन्न,
2: हुन्छ, जे होस् प्र्याक्टिस चाहिँ दह्रो गइरहेछ तिम्रो, होइन त?
0: ठिकै, अनि तिम्रो?
2: राम्रै भइरहेछ अहिलेसम्म त।
0: तिमी त पुरानो खेलाडी नै भयो नि, यहाँको कोचले पनि क्या तारिफ गर्छ तिम्रो।
2: त्यस्तो चाहिँ अलि होइन है, खेल्दा मन लगाएर खेल्छु त्यही हो। अनि साँच्ची त्यो मिलन पनि सेलेक्सनमा पर्या हो र?
0: फिक्स भएको छैन उसको। थ्याङ्क यू है खुसबु, मेरो नाम सिफारिस गरिदिएकोमा।
2: के को थ्याङ्क यू भनिरहनु पर्छ र? राम्रो ब्याटिङ गर्ने मान्छे चाहिएको थियो, तिम्रो नाम भनिदिएँ मैले।
0: जे भयो नि, तिमीले नभनिदिएको भए म आज यहाँ हुने थिइनँ नि त। अनि तिमी हिजो किन आएनौ त?
2: हिजो मम्मी बाबाले भ्याउनु भएको थिएन, त्यही भएर पसल बस्नु पर्यो।
0: कहाँ जानु भएको थियो र?
2: त्यही त्यो दसैँको लागि पसलको सामान लिन।
0: म त फेरि बाबाले कराउनु भयो कि जस्तै लागिरहेको थियो।
2: होइन, मम्मीले हुन्छ भनेपछि बाबाले केही भन्नु भएको छैन, फेरि कलेजको रिजल्ट राम्रो आएन भने कराउनु हुन्छ।
0: त्यो त सबैको बुबामा त्यस्तै हो, खालि पढाइमा मात्र फ्युचर देख्नुहुन्छ उहाँहरू, त्यो बाहेक अरूमा उहाँहरूले फ्युचर नै देख्नु भएको छैन।
2: त्यो त हो।
0: हुन त उहाँहरूलाई मात्र के भन्नु, हामी आफैले पनि त कन्सर्ट फ्युचर देखेका छौँ र।
2: होइन आयुष, मलाई चाहिँ क्रिकेट नै केही गर्न मन छ, र गर्न सक्छु र गर्छु भन्ने पनि छ।
0: राम्रो हो, अल द बेस्ट है खुसबु, म पनि कोसिस चाहिँ गर्छु।
2: कसको खुब म्यासेज आइरहेछ त?
0: ए त्यो मेसेन्जरमा हो।
2: अनि जतिखेर नि डाटा अन नै हो?
0: डाटा प्याक बाँकी थियो त्यही भएर।
2: मोबाइलमा झुन्डिनु पनि राम्रो चाहिँ होइन है, खेलमा ध्यान कम जाला नि फेरि।
0: तिम्रो कुरा नि ठिकै हो न त, तर
2: तर के नि,
0: तिमी पो परिवारसँग छौ, टाइम पास सजिलै हुन्छ, आफूलाई त परिवार भने नि, साथी भने नि यही मोबाइल हो।
2: हेर्दै नहेर्ने भने त कहाँ हो र, मैले पनि धेरै लत नलगाऊ पो भनेको त। साँच्ची मलाई अस्ति मेसेन्जरमा के लेखेको रहेछौ, मैले त पछि मात्र हेरेँ, बुझ्दा पनि बुझेन।
0: ए त्यो के होइन?
2: कस्तो के होइन नि, भन न, म्यासेज पनि कस्तो घुमौरो पाराले लेख्या हो, कुरा भनेको सिधा हुनुपर्छ के, घुमौरो त जेरी मात्रै हुन्छ।
0: अब त्यो म्यासेजको कुरा पुरानो भइसक्यो, छोडिदियो।
2: कुरा के हो भन त खुरुक्क?
0: खासमा के भने नि, त्यो अलिकति राम्रो क्रिकेट ब्याट किन्नलाई थोरै पैसा चाहिएको थियो, अरूलाई भन्नै सकिनँ, मनले खाएर तिमीलाई भने थिएँ, तर पछि विवेक दाईसँग लिएँ।
2: अनि फोन गरेको भए भइहाल्थ्यो नि,
0: अप्ठ्यारो लाग्यो त्यही भएर।
2: ठिकै छ, फेरि अप्ठ्यारो पऱ्यो भने भन न, धेरै त सक्दिनँ, अलिअलि त हेल्प गर्न सक्छु। ए एउटा कुरा नि आयुष,
0: के भन न,
2: विवेक तिम्रै गाउँको होइन, तिमीलाई कस्तो लाग्छ हो?
0: रमाइलो छ मान्छे, किन, केही चल्दैछ कि के हो?
2: त्यस्तो केही होइन है आयुष, मलाई चाहिँ त्यो मान्छे पटक्कै मन पर्दैन भने।
0: ल किन नि?
2: किन के भन्ने कुरा पछि भनौँला, एउटा कुरा भन्छु मान्छौ?
0: के कुरा भन त?
2: मैले भनेको मान्छौ भने विवेकसँगको सङ्गत छाड्देऊ,

0: यो काम पनि जति गरे पनि कहिले नसक्ने, यत्रो बाँकी छु कहिले सकाउने होला।
1: रमा रमा प्यारी, ढोका खोल त।
0: हजुर हजुर आए आए।
2: के गर्न लाग्यो कि दरजको ढोका खुल्लै पारेर?
0: लुगा पट्टाइलाई देखे देखे पनि के गर्न लाग्यो कि रे?
2: यसो कुरो नि टक्क लाएर।
0: तिमीलाई त लुगा मिलाउनु पनि आउँदैन क्यारे? आउने भए त मिलाइदिन्थ्यो टक्क लाएर।
2: व्यङ्ग्य गरे कि?
0: अनि यति रातिसम्म कहाँ हराउनु भयो हजुर?
2: त्यही एकमतमा थियो क्या?
0: थाहा थियो मलाई।
2: ए सन्देश त सुतिसकेछ त?
0: भर्खरै सुता हो कि।
2: कस्तो अप्ठ्यारोसँग सुतेछ। खै बाबु अलिक सजिलो गरेर
0: नचलाउनु, बल्ल बल्ल नेताको कि ब्युजेला फेरि।
2: के भएको होला है रमा यो केटोलाई?
0: के
2: म आएको पनि यतिका समय भइसक्यो, अझै मसँग नजिकै पर्न मान्दैन भने?
0: अब तिमीलाई उसँग बस्ने फुर्सद भयो पो त।
2: तिमी रिसकी रमा,
0: खुसी हुने ठाउँ कहाँ छ र यहाँ?
2: पक्का है रमा जहिले रिसाउने, रमा जहिले रिसाउने, कहिले होला हामी माया मिसाउने।
0: बाबु उठ्छ भन्दैछु, के नाचे त?
2: ल राम्रो नाचिन र।
0: गीत एकातिर छ नचाहिँ अर्कोतिर, बिहाको त उफ्रे जस्तो छ।
2: हो र टक्क लाएर राम्रै नाचे जस्तो लागेको थियो आफूलाई त।
0: खुबै
2: ठिकै छ त्यसो भए। ए रमा
0: के
2: एकछिन तिमी आहा चिम्म गर त।
0: फेरि किन
2: गर न?
0: जहिले केटाकेटी बन्नु परेको छ उसलाई चाहिँ।
2: प्लिज एकचोटि त बन्द गर न मेरो रमा।
0: ल ल ल कस्तो जिद्दी छौ भने।
2: ल अब आँखा खोल त।
0: साडी
2: रमा कस्तो लाग्यो तिमीलाई यो दसैँको कोसेली?
0: राम्रो छ नि, मलाई कस्तो मनपर्ने रङ नै छानी छ त।
2: अब आफ्नै बुढीलाई के मनपर्छ कस्तो मनपर्छ म विचार गर्दिनँ होला त टक्क लाएर।
0: मैले त्यस्तो पनि भनेकी छैन है। अनि खाना खानु पर्दैन?
2: आमालाई मैले दिउँसै भनेको थिएँ त म खाना आउँदिन भनेर, भन्नु भएन र?
0: खै के भन्नु भएन।
2: अनि तिमीले खायौ त रमा? के भयो किन नभोले कि?
0: के भए छैन।
2: होइन खाना खाएको छैनौ र तिमीले?
0: एक थाल जति गाली खाएपछि अघि सके।
2: अरे आमाले फेरि के भन्नुभयो क्या आज?
0: छैन छैन, के भन्नुहुन्थ्यो र कहिले किन्नु भन्ने मान्छे।
2: होइन के भन्नुभएछ त आमाले?
0: अफिसबाट फर्किँदा अलि ढिला के भएको थियो के मात्र भन्नुभयो कि राख्नुभयो र?
2: भयो छोडिदियो, बानी नै त्यस्तै हो भन्ने चुप्लाएर भन्ने क्या अब है।
0: कहिलेकाहीँ त हामीलाई पनि चित्त दुख्छ नि।
2: अब मैले दुख्दैन भनेको छु त प्यारी। अब हेर न, मैले फेन्सी पसल खोल्न घर राखेर ऋण लिनु पर्यो भनेको तेरी बुढीले कमै हालेकी छ नि, किन लिनु पर्यो ऋण भन्नुभयो?
0: त्यही त, मैले जागिर खाएको त देख्नै सक्नु भएको छैन नि।
2: अब तिमीले जागिर नगर्ने हो भने घर पनि राखिदिन्छु भन्दै हुन्थ्यो आमाले। रमा
0: भन्नु, सुनिरहेछु।
2: एउटा कुरा भन्छु मान्छे, यसो सोचेको कि मैले व्यवसाय गरेपछि पैसाको दुःख नि हुँदैन, अब जागिर भन्दा व्यापार व्यवसाय नै राम्रो पनि हुन्छ, फेरि पैसा पनि घुमाइरहन पाइने।
0: अनि
2: आमा पनि सधैँभरिको कचकच कचकच, यो सारा दुनियाँ दिमाग सहनुभन्दा तिमीले जागिर छोडिदेऊ बरु।
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, कुसुमको गाउँको नाम के हो? यसको सही उत्तर हो बड्डाचौर। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत उदयपुरबाट फेमस राई, दाङबाट अन्जु चौधरी, कास्कीबाट अञ्जली रोकाए र कैलालीबाट खगेश जोशी विजयी हुनुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, आयुष, विवेक, खुशबु, रोजिना र किशन बस्ने सहरको नाम के हो? प्रश्न पुनः एकपटक, आयुष, विवेक, खुशबु, रोजिना र किशन बस्ने सहरको नाम के हो?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 3210 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 73
2: गोल। हात त्यति बल पनि रोक्न सक्दैन, रोनाल्डोले क्यासँग रोकिदिन्छ।
3: अनि यो बल हो त, यो त ग्लोब पृथ्वी पृथ्वी
2: है। खुरु खुरु खेल क्या, किचकिच गरेर
4: के गरिरह तिमीहरू, क्लासमा पढ्दैन?
3: सर सर, यसले ग्लोब चोरेर फुटबल खेल्दैछ।
4: के रे, ग्लोब चोरेर फुटबल?
3: हो सर, अझ मलाई ताकी ताकी हानेर छेक भन्छ।
4: ओ सन्देश, त्यो ग्लोब लिएर यता आइज।
3: सर, रोनाल्डो भनेको को हो?
4: चितवनको जङ्गली हात्ती हो। किन र?
2: होइन प्यारे सर, रोनाल्डो त फुटबल खेलाडी हो।
4: ए यता आज त यता, रोनाल्डो भनेको फुटबल खेलाडी होइन, खुब फुटबलको किरो भाषा छैन। यो ग्लोब कहाँबाट ल्याएस भन?
2: मैले बाटोमा भेटे सर।
3: होइन बारे सर, यसले हेड सरको टेबलबाट चिप्ट्याएको हो।
4: हेड सरको टेबलबाट ग्लोब चोरेर फुटबल खेल्ने तँलाई रोनाल्डोको भूत?
2: सर मेरो कान दुखिसक्यो कि, छोडिदिनु न।
4: ग्लोब चोरेर झुट बोल्ने त तँलाई कसरी ठिक पार्नुपर्छ मैले जानेको छु। ओए त्यो लट्ठी लैले।
3: हुन्छ सर।
4: हेड सर जस्तो माया गर्ने सर ठाने होलास मलाई, तँ जस्तो चकचकी बच्चालाई के गरेपछि ठिक हुन्छ मलाई सब थाहा
3: छ। सर यी लट्ठी
4: खोप्टो पर।
3: तैँले
4: झुट किन बोलिस्? तँ पनि एक चाहियो भाग कोठामा।
5: रमेश सर, के भयो, किन रोइरहेको छ सन्देश?
4: हेर्नुहोस् न सर, कस्तो बदमास केटो होला, हजुरको टेबलमा राखेको ग्लोभ चोरेर फुटबल पो खेलिरहेछ।
5: ए हो र, अनि खेलेको मान्छे रुन्छन् त, खुसी पो हुनुपर्ने। अनि यो तपाईँको हातमा लट्ठी चाहिँ किन नि?
4: यत्रो सामानको खति भयो, यस्तो चोर बदमास बच्चालाई त्यसै छाड्न त भएन नि सर। आज ग्लोभ चोर्नेले भोलि अफिस नै फर्न के भेर?
5: चुप लाग्नुहोस् तपाईँ, यत्रो बच्चालाई यसरी शारीरिक दण्ड दिएर हुन्छ? अलिकति विवेक छैन तपाईँको? सन्देश यहाँ आऊ त बाबु। अनि ग्लोभ चोरेर फुटबल खेलेको तिमीले?
2: मैले चोरेको होइन के।
5: अनि रमेश सर त त्यस्तै भन्दै हुनुहुन्छ त,
2: टेबलमा थियो अनि राम्रो लाग्यो अनि फुटबल खेल्न ल्याएको।
5: अनि बाबु, फुटबल र ग्लोभ त फरक हुन्छ नि, ग्लोभमा रिङ हुन्छ फुटबलमा हुँदैन। अब तिमीले यो ग्लोभ बिगारेको सजाय त पाउनु पऱ्यो नि, होइन र?
4: अनि त्यही त भनेको नि सर मैले पनि।
5: तपाईँसँग म एकछिनमा कुरा गर्छु। सन्देश, तिमीले अब अफिस कोठामा गएर यो ग्लोभमा भए जस्तै पृथ्वीको नक्सा बनाउने है। तिमीले भुइँमा फुटबल खेल्दा ग्लोभ कोरिएर बिग्रियो, हो कि होइन? हो, त्यसैले अब बिग्रेको ठाउँमा तिमीले बनाएको चित्र टाँच्ने, बनाउँछौ नि पृथ्वीको नक्सा?
2: बनाउँछु।
5: गुड, ल जाऊ अफिस कोठामा, म त्यही यहाँ हुन्छु ल। बिस्तारै जाऊ, नदौड, लडिन्छ फेरि।
4: सर, तपाईँले यत्रो बदमासीको सजाय जम्मा चित्र कोर्न दिनुभयो, चित्र कोर्ने पनि सजाय हुन्छ र?
5: भर्खर दुई कक्षामा पढ्ने 6 वर्षको बच्चालाई कुटेर हुन्छ? मैले उसलाई सजाय त दिएँ, तर के भन्यो भने उसले बिगारेको वस्तु उसैले बनाऊ भनेर। उसलाई अब मैले बिगारेँ भन्ने महसुस हुन्छ नि।
4: तर सर, यसरी कति बच्चाहरूलाई सिकाउन सकिन्छ र?
5: सबै बच्चाले एकैपटक बदमासी पनि त गर्दैनन्, गरेछन् नै भने पनि विद्यार्थीलाई दण्ड सजाय दिन पाइँदैन भन्ने थाहा छ कि छैन तपाईँले?
4: त्यो त हो सर, तर
5: तर सर होइन, बालबालिकालाई बिना सजाय माया गरेर पढाउन सक्नुहुन्छ भने पढाउनुहोस्, नत्र मैले तपाईँको विकल्प खोज्नुपर्छ। बुझ्नुभयो नि मेरो कुरो?
6: हरे, यो मुसाले त धुरुकै पार्यो यसलाई त। सौगात, ऊ त्यो कुच्चु फालिदियो त। तल्लै बज्यो
7: लखा
6: के हेर्नु न, हाँसे अर्कोलाई यस्तो दुखिरहेको छ म आफ्नो मुसालाई हाने तँलाई पो लाग्यो। ल अब के गर्नु त, हान्छु भनेर हाने नै, अहिले एकछिनमा तेल लगाएर मारिदिउँला नि। अनि भात थपौँ तँलाई?
7: पुग्यो, अब दाल थपिदिनु आमा बरु।
6: थालमै हालिदिउँ?
7: हुन्छ।
6: सौगात, तँ त्यहाँ के गरेर, भात खाने होइन?
8: एकछिन पख्नु न, यति हिसाब सक्छु।
6: हिसाब किताब पछि टिपे पनि हुन्छ, आइज भात चलाइसक्यो। उस बेला पाक्या भात बुवाले खाइवरी एक निन्द्रा पुर्याइसक्नु भयो होला।
8: ल ल पस्किन
6: ल ल। भात खाइसकेपछि मेरो फोनमा पैसा हालिदिए सौगात। ठुल दाईलाई फोन गर्नुपर्ने, मोबाइलमा पैसा नभएर गर्नै पास छैन। अस्ति सन्चो छैन भन्नुहुन्थ्यो, ठिक भयो कि भएन?
8: के आरे
6: खै सुगर बढ्याएछ भन्दै हुनुहुन्थ्यो।
7: आमा खो अलिकति दुध थपिदिनु त।
6: थाप त ल ल
7: छोट छोट थोर।
6: अस्ति फोन गर्दा कुसुमको टिका लगाउने दिन छिटो तोक भन्दै हुनुहुन्थ्यो दाई। केटा पक्षी कराएको कराई छन् रे।
7: कसले गर्छ बिहामा त गर्दिन, त्यसमा त्यस्तो बुढोसँग।
6: राम्रो केटा पाउन त आफू पनि राम्रो हुनुपर्छ। त्यही केटा त मामाले बल्ल बल्ल खोज्नु भएको छ।
8: तपाईँहरूले जति भन्नु पनि लागेन आमा। यसो उसो गर्यो तपाईँहरू कान्छीकै बिहामा आएर किन अड्किनुहुन्छ मै बुझ्दिनँ।
6: बिहा गरेर नपठाएर के गर्ने भन् त? अहिले नै तेरी बहिनीले दुनियाँलाई हँसाइसकी, यसलाई यत्तिकै राख्ने हो भने त अरू के गर्ने हो?
8: आफूले केही नगरे पनि दुनियाँले नराम्रो देख्छ भने त्यसमा हाम्रो कान्छीको के गल्ती?
6: त यस्तै कुरा गर्छस् र त कुसुमलाई जे गरे पनि हुन्छ भन्ने भएको छ।
8: हेर्नु आमा, मैले धेरै पटक भनिसकेँ, कुसुमको अहिले बिहा गर्ने बेला भएको छैन। म कुनै पनि हालतमा कान्छीको बिहा हुन दिन्न।
6: सुन्न सौगात,
8: मलाई तपाईँसँग यो विषयमा कुनै कुरै गर्नु छैन।
6: अँ त्यही भातसँग रिस्को। तिमीहरूका दाजुबहिनीलाई जे मन लाग्छ त्यही गर, हाम्रो त केही कुरा सुन्ने होइन।
8: कान्छी के जुठार लिएर बसिराखेकी? हजुर छ।
7: मेरो कारणले तपाईँले जहिले आमा बुवासँग झगडा गर्नुपर्छ है दाई?
8: त्यस्तो सोच्ने हो, घर परिवारमा यस्ता सानातिना कुरा त भइरहन्छ नि, त टेन्सन नलिए।
7: सधैँ झगडा सधैँ रडाको मलाई त दिक्क लाग्न थालिसक्यो। यो सबै मेरो कारणले भइरहेछ।
8: के भनेकी कान्छी त्यस्तो?
7: दाई तपाईँले नभने पनि मलाई राम्रोसँग थाहा छ, आमा बुवालाई मेरै कारणले दुनियाँको कुरा सुन्नु परेछ। तपाईँ पनि सबैको अघि नराम्रो भइसक्नु भयो।
8: एउटा कुरा याद राख्छु, तेरो दाई आफ्नै बहिनीको लागि नराम्रै बन्न पनि तयार छ।
7: त्यही भएर त मलाई झन् दिक्क लाग्छ नि दाई, मैले गर्दा तपाईँलाई सबैले नराम्रो भन्छन्, आमा बुवा पनि खालि करेर हुनुहुन्छ। मनै भएन भने बरु?
8: त्यस्तो होइन के कुसुम।
7: हो दाई, मनै सबै समस्याको जड हो, मनै भएन भने सबैलाई आनन्द हुन्छ।
8: हेर, आवेगमा कुनै पनि निर्णय गर्न हुन्न है कुसुम। आवेगमा गरेको निर्णयले जीवनभर पछुताउनु पर्ने हुन्छ। तैँले त्यस्तो कुनै पनि निर्णय गर्न हुन्न जसले तेरो भविष्य बिगारोस्।
9: अन्तिम ओभर खेल भइरहेको छ, जितका लागि अब चार बलमा 14 रनको आवश्यकता छ। फास्ट बलरले त्यसै अहिलेसम्म राम्रो बल फालिरहेका छन्। 13 अब के हुन्छ? नाइस शॉट।
10: अब यस्तै गरी दुई चार पटक उडायो भने त भइहाल्यो नि, होइन खुसबु?
11: हुन त हो, तर आज यसले लास्टै लोसे खेलिरहेछ। त्यस्तो हान्ने मान्छे यत्रो समयपछि बल्ल एक छक्का हान्छ।
10: अब त हान्छ, यस्तो गर्छ, फेरि के गर्छ गर्छ भने
11: के भयो खै? यसको खेल देखेर निन्द्रा लाग्न थालिसक्यो।
10: के कनाको कनाइ गर्छ त यसले? ठोक आयुष ठोक, फेरि छक्का उडाइदे।
11: के हान्ला, लास्टमा आएर स्टामिना नै छोडिसक्यो।
10: त्यही त, सुरुमा त राम्रै खेलेको थियो त।
11: पावर देखाएको होला नि सुरु सुरुमा एक दुई पटक। ल हेर त, यस्तो फुल टस बल छोडिरहेछ। ओ आयुष, अलि बलमा फोकस गर न,
10: जम्मा 5 रन मात्रै बाँकी छ। ओ अब त छक्का हान्न यार आयुष।
11: छक्का हाल्ने त काम भइहाल्थ्यो नि। हेर त, आज यसको टाउजरमा के भएको छ?
10: त्यही त, अघिदेखि कनाको कनाइरहेछ त, टाउजरभित्र कसो पसेछ कि क्या हो? ल ल ल ल, कनाउँदा त पुरै डान्स गरे जस्तो पो गर्छ त।
11: खै के हो, म त केही बुझ्न सक्दैन यसका चर्तिकालाई। बोल्दा भन्दा कनाउनमा ध्यान छ यसलाई।
10: ल देख्यो खुसबु, झन्डै आउट भयो भने के खेल्छ यो?
11: यसले त आज गर्नुसम्म गर्यो भने यो तालमा बेतालको के खेल खेलिरह होला भने। अलि हिर्काउ न यार मजाले।
10: ओए आयुष, अब 3 रन ले न, के नाटक गरिरहेछस्?
11: फेरि कलाउन थाल्यो। हेर त के गरे होला, फिल्डमा गइसकेपछि त अलि खेलमा ध्यान दिनु नि।
10: हेर न, अझ घुट्टो परेर कनाइरहेछ।
11: ल हेर त, आउटै भइसक्यो।
10: यो त पागलै रहेछ यार, यस्तो राम्रो बल थियो, जित्ने मौका थियो भने कनाउँदा कनाउँदै छाडेर जित्दा जित्दै म्याच हार्न पुग्यो। खुसबु, तिम्रो मोबाइलमा फोन आइरहेछ, हेर त।
11: मेरोमा हो र? मेरैमा त रहेछ नि। गुरुले गर्नुभएको छ एकछिन है। हजुर गुरु, ए हजुर निस्किसक्नु भयो? ए ए ल ल ल हुन्छ गुरु।
10: के भन्नुहुन्छ त गुरुले?
11: भोलि 10 बजे आयुषलाई लिएर अफिस आउनु भन्नुभएको छ, रिस्ताउँदै जानु भएको छ।
10: ऊ आयो हाम्रो खेलाडी, यो लङ्गुरले लास्टमा अलि राम्ररी खेला भए कस्तो राम्रो हुन्थ्यो नि, खेल त जिति नै सकेको थियो नि।
12: खै किसान पानी दे त,
10: यहीँ चाहिँ ला पानी। आज त निकै राम्रो खेल प्रदर्शन गरेछ है, त्यस्तो जाबु बलमा पनि आउट भएछ होइन?
12: के गर्नु त, बल आएको थाहै पाएन।
11: आज बल एकातिर, तिम्रो ब्याट अर्कोतिर गइरहेको थियो, के भयो भन त आयुष? तिमी सामान्य बल पनि छाडिरहेको थियौ, गुरु पनि केही नबोलेर इस्तारै जानुभएको छ।
12: मैले के गरौँ त, बल आएकै थाहा भएन।
10: अझ बलको बहाना गर्छ, अनि त्यो ब्याटै छाडेर तँलाई कसले खनाउनु भन्यो?
12: अनि चिलाइसी नखनाउनु त
11: भयो किसान, अहिले केही नभन, यसको कुरा पछि हुन्छ। गुरुले पनि आयुषलाई लिएर अफिस आउन भन्नुभएको छ, जे गरे पनि सबै गुरुले उतै गर्नुहुन्छ।
13: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
14: गत हप्ता सोधेको प्रश्न थियो, बाल बालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट चेतराज खनाल, बैतडीबाट बिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
15: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 78
2: सबैजना चुप लाग्नुहोस् त एकछिन चुप लाग्नुहोस् भने हल्ला मात्र गरेर भएन अब कुरोको टुङ्गो पनि लाउनु पर्यो
3: त्यही त समाजमा बसेपछि जे मन लाग्यो त्यही गरेर हिँड्न त पाइएन नि
4: ठिक भन्नुभयो रिता दिदी समाजलाई पच्दै नपच्ने काम गर्दै हिँड्ने कुरा त हुँदैन त
5: होइन हाम्री कुसुमले समाजमा पच्दै नपच्ने काम के गरेकी छ त्यस्तो
6: के भने होला सौगात बाबुले एउटा केटासँग भागेर गएको केटी फेरि फर्केर आउँदा समाजले पचाउँछ र भने कुरा पनि सुहाउने गर्नुपर्छ है
5: कसैले गल्ती गर्छ र फेरि त्यसलाई सुधार्न चाहन्छ भने उसलाई गल्ती सुधार्न दिने कि नदिने भन्नुहोस् त
2: सुन सौगात यस्ता आलाकाता कुरा गरेर हुँदैन कुरा गल्ती सुधार्ने कि नसुधार्ने भन्ने मात्र होइन
4: ठिक भन्नुभयो उत्तम दाई
2: समाजमा बसेपछि समाजको मर्यादामा बस्न सक्नुपर्छ होइन भने त जसले जे गरे नि भइहाल्यो नि लचेत राज काका तपाईँ नै भन्नुहोस् त के भन्नुहुन्छ
7: के भन्ने र खै आफ्नै सिका खोटो भएपछि भन्ने ठाउँ नै हुँदैन रहेछ
4: मैले नबुझे कुरा गइसके मान्छे अलि दिनमै चाहिँ किन फर्केर आ रहेछ ह प्रेम कुमारी दिदी
6: खै के जान्नु कुसुमलाई सोद्धा केही भन्दिन अर्काको छोराले समाजको अगाडि नराम्रो देखाउनु थियो देखाइहालि अब किन बस्नु पर्यो र
8: के कुरा गरे होला अर्कालाई नराम्रो देखाउन कसैले आफ्नो इज्जतमा दाग लगाउँछ
6: इज्जत हुनेलाई पो इज्जत जाला भन्ने डर हुन्छ
8: तपाईँले के भन्न खोज्नु भएको हामी इज्जत नभएको मान्छे हौ
7: के नचाहिने कुरा गरेर बस्यो होला चुप लाग प्रेम कुमारी
2: पहिलो कुरो त कुसुम र हरिश भागेर जानै हुँदैन थियो दोस्रो कुरो भागिसकेपछि यसरी फर्केर आउनै हुन्नथ्यो अब एउटाले गरेको गल्तीले समाजमा कति नराम्रो असर पर्यो भन्नुहोस् त
6: यसमा मेरो छोरोको केही गल्ती छैन बिचरा सोझो मान्छे फसल्याङ फुसुङ पारेपछि त परिहाल्छ नि
5: तपाईँले के भन्न खोज्नुभएको कसले फसल्याङ फुसुङ पारे तपाईँको छोरालाई
6: मान्छे नै चिनाइराख्नु पर्ने हो र सबैलाई थाहा छँदैछ नि हेर्नुहोस् यसमा हरिशको केही गल्ती छैन कुसुम नै हरिशको पछि लागेकी हो भागेर जाउँ भनेर पनि त्यसैले भनेकी होली अझ मलाई त यसमा त्यसको परिवारै मिलेको छ जस्तो लाग्छ
8: के नचाहिने कुरा गरे होला
5: किन हल्ला नगर्नु तपाईँहरू तपाईँको छोरालाई भगाएर हामीलाई के फाइदा हुन्छ भन्नुहोस् त
6: त्यो त तिमीहरूलाई नै थाहा होला नि हाम्रो सम्पत्ति देखेर पो हो कि अर्काको मनमा को नै पस्न सक्छ र
7: नभएको कुरा नगर्नुहोस् तपाईँ हामीसँग तपाईँको जति पैसा नहोला तर पनि हामीले कुसुमलाई कुनै पनि कुराको कमी हुन दिएका छैनौँ बुझ्नुभयो
6: कुरा अब के गर्ने भन्ने हो के उमेर पुग्या मान्छे एकअर्कालाई मन पराए भागे त्यो ठुलो कुरा भएन
5: भाउजू तपाईँ पनि जे पाए त्यही नबोल्नुहोस् न कसले भन्छ कुसुमको उमेर पुग्या छ
4: उमेर पुगोस् नपुगोस् त्यो हाम्रो लागि ठुलो कुरो भएन तर भागेर केही समयसँगै बसिसकेपछि फेरि फर्केर आएर आफ्नो घरमा केही नभए जसरी बस्न त भएन नि
3: त्यही त हाम्रा पनि छोराछोरी छन् यिनीहरूको सिको हाम्रो छोराछोरीले गरे भने चाहिँ के हुन्छ
2: तपाईँको के भन्नु छ प्रेम कुमारी काकी
8: के भन्नु र खै आफ्नो छोरीले गल्ती गरिहाले अब त्यसलाई के गर्ने तपाईँहरू नै निर्णय गर्नुहोस् तपाईँहरूले जे भन्नुहुन्छ हामीलाई त्यो मन्जुर छ
2: हेर्नुहोस् दुई चार दिन भए पनि कुसुम र हरिश जोइप जस्तै भएर बसिसक्यो अब यिनीहरूलाई आफ्नो आफ्नो बाटो लागो भन्नु राम्रो होइन सबैभन्दा राम्रो हरिश र कुसुमको बिहे गरिदिनु के भन्नुहुन्छ तपाईँहरू
9: किसन तिमी पनि यहाँ आएको छौ
10: दही लैजाउँ भनेर आएको खालि मोबाइल हेर्ने बस्ने मात्रै काम भइरहेछ
9: ए अनि साउजी खोइ त साउजी पनि आफै ग्राहक पनि आफै हो कि क्या हो अरू त कोही देख्दिनँ त मैले
10: साउजीलाई दही किनेको 1000 रुपियाँ दिएको साइटर ल्याउँछु भनेर उता जानुभयो खै कता जानुभयो कता जानुभयो बस न
9: ए अनि दही त धेरै लैजान थालेछौ त घरमा कार्यक्रम छ कि क्या हो
10: कार्यक्रम भनेर त्यस्तो त केही होइन यसो उता घर छेउमा हल्का रोपाइ थियो अनि खेतालालाई दहीसँग खाजा खुवाउनु पर्यो भनेर आएको नि झन् ढिलो हुनुभयो भने
9: अब जति ढिला भए पनि साउजी नआउँदासम्म बस्न परिहाल्यो क्यारे नाति बस
10: त्यही त भने अनि तिमी चाहिँ किन नि खुवा किन्न त होइन कतै
9: तिमीले कसरी थाहा पायो
10: थाहा भइहाल्छ नि अब साथी साथीमा कसलाई के मनपर्छ भनेर त्यति थाहा पाउनु पर्यो के ठुलो कुरा भयो र
9: तिमीलाई पक्कै पनि आयुषले भन्ने आउनुपर्छ उसले जहिले पनि घरबाट पठाइदिएपछि थोरै भए पनि मलाई ल्याइदिएको हुन्थ्यो
10: एकपटक घरबाट पठाइदिएको भनेर यही डेरीबाट लगेको पनि थाहा छ मलाई
9: तिमीसँग सबै कुरा सेयर गर्दो रहेछ आयुषले
10: कहिले काहीँ हुन्छ
9: अचेल कहाँ गएको छ त्यो कहिले कलेज पनि देख्दिनँ न फोन उठाउँछ प्र्याक्टिसमा नआएको पनि झन् 7-8 दिन जस्तै हुन थालिसके
10: अब कहाँबाट जाओ त बिचरालाई कनाउँदा कनाउँदा हैरान्छ होला
9: अझै निको भएको छैन र मैले त अस्ति नै हस्पिटल जाऊ भने अहिलेसम्म गएको छैन क्या?
10: हस्पिटल त गएको हो जान त।
9: एकपटक त भागेर आए भन्दै थियो,
10: त्यसपछि फेरि गइसक्यो नि, चेक गराएर नि रिपोर्ट पनि देखाइसक्यो।
9: खै नगई पनि गई भनेर तिमीलाई गफ पो दियो कि?
10: होइन, म आफै लगेर गएको त्यसलाई।
9: ए, तिमी पनि गएको भए त होला। अनि के भएछ त
10: त्यसलाई? त्यस्तै खालको रोग लागेको रहेछ।
9: भन्नाले
10: त्यही हो क्या? यसो मिलाएर बुझ न।
9: ल, नभनेको के बुझ्ने हो र? के लुतो भएछ?
10: लुतो भन्दा नि खतरा रोग लागेको रहेछ नि त्यसलाई, धन्न चाँडै गइएछ। यो यस्तै हो, आफै ठिक भइहाल्छ भने भए त सकिने रहेछ के।
9: ए, अनि यही भए भनेर भनेन नि त डाक्टरले?
10: भनेर त थाहा भयो नि।
9: अनि के कुरा घुमाइरहेको त, भन न के भएछ?
10: कसैलाई नभन्नु भन्दै थियो, अब भनौँ कि नभनौँ?
9: के हो र त्यस्तो भने नहुने? भन न मलाई भन्दा केही फरक पर्दैन, म कसैलाई भन्दिनँ।
10: साँच्चै नभन है त, अब भएको कुरा भन्नलाई के भयो र?
9: त्यही त,
10: आयुषलाई यौन रोग लागेको रहेछ, भिरङ्गी भएको क्या। बिचरोले धेरै पिर मानिरहेछ।
9: हो र, त्यही भएर कसैलाई भेट्न नखोजेको हो कि के हो? आजभोलि मसँग पनि भेट भएको छैन, न फोन गर्दा फोन उठाउँछ।
10: फोन त त्यसले कसैको पनि उठाउँदैन अझ, लाज लागेर पनि हुनसक्छ। बरु अर्को रिपोर्ट चाहिँ के भयो होला, अहिलेसम्म भनेको छैन उसले मलाई।
9: कस्तो अर्को रिपोर्ट?
10: त्यसले अझ एचआइभी पनि चेक गराएको थियो क्या।
9: ल, हो र,
10: त्यस बेला रिपोर्ट आउन टाइम लाग्छ भन्दै थियो, अहिलेसम्म त आयो होला, तै पनि केही थाहा दिइरहेको छैन।
9: त्यही त म भन्छु, यसो नगर्नु दुःख पाइन्छ भन्दा कति न जान्ने भए कि भनेर करायो। त्यो आयुषलाई पहिला डिम्पलको सँग छाड्दे, त्यसोतिर लाग्नु हुन भनेर कम त सम्झाएको मैले।
10: त्यो सबै त्यही डिम्पलले गर्दा भएको हुनसक्छ क्या।
9: अब अरूलाई किन दोष लाउनु नि? मेन दोषी त आफै हो नि। आफू त्यस्तोमा लागेपछि अरूलाई दोष दिन पाइयो? अनि आयुष रुममै त होला होइन किशन?
10: रुममै बसेको छ। खुसबु, त्यसलाई त्यो रोग लागेको कुरा कसैलाई नभन है, फेरि त्यसले मैले भनेको थाहा पायो भने त मार्छ मलाई।
11: ला ला ला ला, छोरीलाई यो बाजा मन पर्छ? यता हेर, यता यता यता। ल, मन परेन ल, उसो भए अर्को बाजा हेर हेर हेर। लु, के भयो के भयो मेरो बाबालाई? बाजा मन परेन, के खेल्ने त? यो पुतलीसँग ताला बजीलाईले खेल्ने। ल है, ताला बजीलाईले मामाई घोडा माइजुराइन्दोली पापालाई। अझ अझ नरु न, मन परेन हो? नरु बाबा, नरु नरु नरु, यता हेर। ल ल ल ल, नरु हेर, यता हेर, यता हेर, यता हेर छोरी। नरु नरु, होइन के भयो? नरु न, ल के भयो? झन्झन मान्छे त।
12: आमा, आमा, के भो, किन चिच्याकी?
11: एकछिन यता आउनु न। ओहो, नरु नरु नरु, मेरो सानो नरु। ताला बजीलाई
12: किन घाँटी सुक्ने गरी चिच्याएको?
11: आमा हेर्नु न, सानीको आँखा एकदमै रातो रातो भएको छ, छेउ छेउबाट कचेर र आँसु पनि आइरहेछ। रोगको रोइछ, के गर्ने होला?
12: ए, अलिअलि त रोइहाल्छ नि बच्चा बच्ची, भोक लागेर पो हो कि? उसै डराइहाल्नु पर्छ, खाना दे न खाना दे।
11: अघिदेखि खुवाउन पनि खोजिरहेको छु आमा, खानै मन गरिन, खेलाउने कोसिस गर्दा पनि फिटिक्कै मनै गर्दिन। एक रोही मात्र भन्छु, हेर्नु न आमा के भयो?
12: केही हुँदैन, केही हुँदैन, नाति।
11: नाति भन्नुहुन्छ तपाईँ? हेर्नु न, दुइटै आँखा राता राता भएका छन्, देब्रे आँखा त सुन्निएको पनि छ, कोचेर पनि आइरहेछ।
12: यसको आँखा अलिअलि कमजोर त पहिल्यैदेखि थियो नि, अहिले एक्कासी केही भएको छैन, त्यसै आत्तिने गाँठे। यसो जोडबड गरेर पेट भरिने गरी खुवाएर छु तात
11: होइन कि आमा? त्यो बेला पनि स्वास्थ्य चौकी र आँखा शिविरमा गतिलो ठाउँ लगेर देखाउँ भनेकै हुन्ने, हामीले नि हेलचक्राई गऱ्यौँ त्यो बेला।
12: ऊ बेला खासै केही भएको पनि त थिएन नि,
11: तर अहिले त अलिअलि अध्यारो भयो कि रोइहाल्छ। खोइ आमा, यसलाई देख्न गाह्रो भएर पो यस्तो भएको हो कि?
12: त आफै डक्टर हुँदा चाहिँ गर्छस् त किन हो? सबै बिमार तँलाई थाहा भए मलाई किन बोलाइस् त?
11: आमा पनि खालि मेरो कुरालाई विश्वासै गर्नुहुन्न भने।
13: त्यस्तो केही भावै मलाई थाहा हुन्थेन र
14: अलि अस्तिसम्म आँखा सुक्खा सुक्खा थियो र सानसानो सेता सेता त खैराखेर दानाहरू पनि थिए। हिजोदेखि त ती दानाहरू फुटे जस्तो भएर आँसु आउने कचेर आउने मात्र भइरहेछ कि
13: के हुन्छ कुनै यो रोगी बच्चालाई नि नाक छोडे कान छोडे नाक
14: उच्च पनि समयमा घरै आउने होइन भने अस्पताल लैजाने हो कि यस्तो सरसल्लाह गर्नु पाए नि हुन्थ्यो।
13: के को सरसल्लाह हो के हुन्न यसमा आएको दोखा छ यो
14: कस्तो दोखा भने
13: कहिले के हुन्छ कहिले हामीले पुज्ने मास्टर डारे मास्टर हुन् उनी रिसायो भने कसैको भलो हुँदैन देखा छैन घरमा कसैको भलो भएको छ त्यही भएर अस्पताल होइन कालो बोको बोकेर मास्टरका थानमा जाने भने मान्नु छैन
14: तर अहिले यो त रोकोरोई गरेर हैरान पार्न थाली त आमा
13: खै खै खै हेरौँ त आँखा देखा त यसको
14: हेर्नु त कस्तो भएको छ आँखा
13: खै त दुध आउँछ तेरो
14: अँ आइरहेछ
13: के भनेदेखि अहिलेलाई दुध निचरेर यसको दुइटै आँखामा मजाले हालिदिए त शीतलो हुन्छ आराम हुन्छ आमाको दुधले चट्टै ठिक पार्छ अहिले हालिदिइहाल त
15: बच्चाको आँखा रातो भएमा वा कुनै वस्तु आँखामा परेमा तत्कालै डाक्टरकोमा जानुपर्छ। डाक्टरको परामर्श बिना आफू खुसी आँखामा केही पनि हाल्नु हुँदैन।
16: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
17: गत हप्ता सोधेको प्रश्न थियो कुनै घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनु परेमा कति नम्बरमा फोन गर्नुपर्छ। यसको सही उत्तर हो 100। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सिन्धुलीबाट आदित्य आचार्य, बाँकेबाट आकांक्षा रोकाया, मकवानपुरबाट रामबहादुर भोलन र ओखलडुङ्गाबाट लम्छोकी शेर्पा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब पालो भएको छ सुपर विजेता घोषणा गर्ने। अङ्क 47 देखि 71 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत झापाका ठाकुर सिंह गुरुङ सुपर विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई ठाकुरजी। तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई छिट्टै सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्? प्रश्न फेरि एकपटक, एउटा वडामा कतिजना जनप्रतिनिधि निर्वाचित हुन्छन्?
15: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 16601-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 31
2: भन्दा भन्दै कमाइ गरिहालिस् नि केटा, तैले टिभी सिभी दुई कप टेरा
3: के गर फसाको टिभी अझ लुक्छस्
2: के? मेरो पछाडि पछाडि लाग्यो नि के भनेदेखि, न जोइलाई तह लाउन सकिस् न छोरोलाई नै। हेर त सामानको सत्यानाश,
3: नचल भनेको होइन मैले अघिदेखि,
2: त पनि नगर बाबु नगर सन्देश छुकछुक गरे के भनेदेखि भेटिस् नि तैँले पनि।
3: हजुर हुन्छस्
2: भयो त अब
3: अरे काम बिगारेछ
2: फेरि के मुरमुरिराको
3: छ। 25,000 नगद हाल्न किने टिभी कहन आज तलाई
2: फेरि कता गएको सिसा पिच्छो खुट्टा
3: कति बिगार्न सके काम
2: के भनेदेखि अलिअलि कुटाइ नखाए त त पनि कहाँ सुधिन्छस् रे? चर्चन चिउरा खुब मिठो भयो होला नि तँलाई, फेरि फेरि पनि गर्छस् नि चक्चक
4: गर्दिन।
5: होइन के भयो फेरि, बाटोसम्म सुनिने गरी होला छ त।
3: तिम्रो ज्ञानी छोराले के गरे हेर न त्यहाँ तिमी आफै।
5: ला मैले अस्ति नै भनेको थिएँ नि त्यो टिभी टेबलमा भन्दा भित्तामै झुन्नाउने ठिक हुन्छ भनेर, तिमी पनि मान्दैनौ अनि छोराले के भनिरा?
2: के भनेदेखि, आमाले गतिलरी हुर्काए पो छोरा छोरी गतिला हुन्छन्। बिहान भात डकारेर हिँडेपछि बेलुका यस बेला फर्किनेलाई छोरा छोरी बिग्रिया भत्किया के थाहा?
5: आमा फेरि तपाईँ पनि कहाँको कुरा कहाँ लगेर जोड्नुहुन्छ, खोइ छोड्नु म टिप्छु।
3: ठिकै त भन्नु भएको छ नि आमाले, काममै गएको भए पनि घर त बेलामा आउनुपर्छ नि रमा, सधैँ ढिला हुने भन्ने नि हुन्छ।
5: बाबु जाउ कोठामा रुमालले सिङ्गान पुछ है, यस्तो बेला रहरले सात गाउँ कोही पनि डुल्दैन होला। मलाई गाह्रो भएको मलाई थाहा छ यहाँ।
2: कसलाई सुनाउँछेस् नि, हामीले जा भनेर कर गरेको होइन क्यारे?
5: त्यही त आमा, तपाईँहरूले सधैँ घरमै थचिएर बस भन्नु भएको छ मलाई।
2: मैले त बोल्नै नहुने भयो यो घर, उनीहरूकै राम्रो सोचेर भन्दा नि मै नजाती हुने भएँ अब।
3: रमा मैले तिमीलाई पहिले पनि भनेको छु आमालाई धेरै थुत्रो चलाउने होइन।
5: के गरौँ त, म चुप लागेर बस्यो ठुस्क्यौ भन्छौ, बोल्यो फेरि मेरै दोष।
2: त्यो स्वास्थ्य चौकी गएर आएपछि त झन् छोइ नसक्नु भाँची थिए यो घर, ढलेको सिनको उठाउन नपरे हुन्थ्यो अझै गर्थे खालि।
5: डाक्टरले धेरै धपली नगर्नु भन्दा भन्दै पनि सकेको गरिरहेको छु त आमा।
2: उहिले हाम्रा पाला घाँसको भारी बोक्दा बोक्दै बच्चा पाउँथे के भनेदेखि, अब भनौँ भने अहिलेकालाई पस्दैन त्यो कुरा।
5: सक्दा त केही भनेको थिएन नि मैले, जहिले त्यही कुरा जहिले त्यही कुरा।
3: अलिअलि गाह्रो हुन्छ भनेकै छ त, अब अस्ति पनि मध्यरातमा लिएर गइयो आखिर केही भएन।
5: आफूलाई यहाँ जतिखेर नि रिङ्गता लागे लागे गर्छु, रहर लागेर घुम्न जाउँ त मैले भने होइन नि।
3: भयो भयो तिमी पनि धेर नगरौ है, आफूलाई यहाँ आफ्नै टेन्सन छ। यो ढाउँमा पनि कुन दिनमा हात हाल्न पुगेको छु मैले भनेदेखि।
5: खुब चल्याएको छ भन्थ्यो त, के भयो फेरि?
3: चल्याएको छ भनौँ कि चल्याएको छैन भनौँ, सबै उधारो गएको छ, गल्लामा लक्ष्मीको फोटो मात्रै छ, कोही फुटिया कौडी हुन्न।
2: यो घरका मान्छेले खाना खान्नन् भने
3: पस्कनु पस्कनु आमा।
5: पैसै नभएर हो भने जचाउने जाने आउने खर्च मै बिहोर्छु। भयो
3: पैसाको कुरा फेरि कहाँबाट आयो नि?
5: अनि के कुराले रोक्यो त, त्यहाँ गएर बस्नु मोहन दाईको घर छँदैछ कि तिमी आमा छोरालाई म मरे पनि हुन्छ जस्तो भएको छ।

0: इन्दु बाउजू, ए इन्दु बाउजू।
1: हजुर नानी।
0: बोलिराख्नु पर्ने मान्छे आज चुपचाप हुनुहुन्छ त।
1: आज मलाई कस्तो गाह्रो भएको छ कि अप्सरा, ढाड कम्मर पनि दुख्या छ।
0: त्यस्तो गाह्रो भएको मान्छे किन दाउरा लिन आउनु भएको त?
1: आमा माइती जानु भएको छ, बुढो काममा बिहानै निस्किन्छन्। चुलोमा आगो बाल्नै पर्यो, अब के गर्नु त आफै नआएर।
0: काम गर्ने पनि बेला हेरेर पो हुन्छ त बाउजू, अनुहार नै कस्तो पहेँलो देखिएको छ तपाईँको।
1: मरे नि आमा, अप्सरा अप्सरा पेट कस्तो कक्रक्क भयो, के गर्ने होला।
0: ला हो र बोजू, गाह्रो हुँदा हुँदै नि आउनुभयो, खै यता आउनु। यो घाँसमा धोती त लफ्रक्कै भिजा छ त बाउजू, के भएको?
1: पानी बगिरहेछ, पिसाब चुया जत्तिकै भएको छ।
0: अब के गर्ने होला त बाउजू? नेत्रदालाई बोलाउन पाए पनि हुने, मोबाइल दिनु त बाउजू, म नेत्रदालाई फोन गरिहाल्छु।
1: फोन नै लाग्दैन,
0: खै मलाई तपाईँको फोन दिनु त म गर्छु, अब लाग्छ कि?
1: मरे नि,
0: उनै लागेन त, अब के गर्ने होला? गाह्रो भयो बाउजू,
1: मर्ने आँट्यो अप्सरा, के गर्ने होला,
0: के गर्ने होला त मलाई पनि केही थाहा छैन। हे भगवान्, एकछिन है बाउजू, त्यहाँ तल सौगात जस्तो छ। सौगात, ए सौगात,
2: के भयो अप्सरा?
0: छिट्टो आउनु न इन्दु बाउजू।

0: जाने?
1: त्यही त, गाउँमा एउटा एम्बुलेन्ससम्म छैन।
0: एम्बुलेन्स भएर पनि के गर्नु, गाडी कुद्ने बाटो बिग्रिएको छ, नेता भनौँदाहरूलाई बनाउने वस्तै छ। हेलो नेत्र दाई, इन्दु बोजूलाई व्यथा लागे जस्तो छ। उत्तम दाई ग्यास हिरेर स्टेचर पनि ल्याउनु है,
1: छिटो गर्नु न बोजूलाई,
0: छिटो गर्नु, बोजूलाई गाह्रो भइसक्यो।
1: कस्तो होला नेत्र दाई, भरे भोलि भयो कि बुढीलाई यसरी जङ्गल पठाएर।
0: बिचरा पानी ट्याङ्की बनाउने ठाउँमा काम गर्दैछन्, बिहानदेखि साँझसम्म खट्छन्, तिनलाई केही थाहा पनि थिएन होला। अनि भाउजू कस्तो छ अहिले तपाईँलाई?
2: अलि कम भएछ, छिनछिनमा गाह्रो हुन्छ।
1: गुरुदेवी काकी मात्र घरमा भइदिएको भए पनि यो बिजोग हुँदैन थियो होला। कस्ती रहेछन् काकी, भरे भोलि भयो कि बुहारीलाई छोडेर माइत गएर बस्ने।
0: त्यस्तै छिन् तिन ठुली आमा पनि, आफूले पनि खटन सहेर दुःखले घर गरेकी हुन्छे, बुहारीले पनि दुःखै गरोस् भन्ने सोच्छ। तपाईँ नातिनु भाउजू, अप्सरा दाई आउनु समय लाग्छ जस्तो छ, हामी भाउजूले बोकेर लाँदै गरौँ न, नेत्र दाईले बाटोमै भेटिन्छ होला।
1: हुन्छ
2: समर बाबु, म बाँचिनको जस्तो लागिरहेछ।
0: के भन्नु बाबाजू, त्यस्तो केही हुन्न, नाचिन्न।
2: मलाई होइन भने पनि तपाईँको दाईलाई एक्लो हुन नदिनु है।
1: इन्दु बाउजू,
3: छिटो भन्न किसिम तैँले मलाई यहाँ परौडा पसलमा किन बोलाएको?
4: तँलाई परौडा पसलमा बोलाएर फिल्म देखाउनलाई हो, हेर्छस्? परौडा पसलमा परौठै खान त बोलाएको नि।
3: परौठा खानलाई पनि यहीँ आउनुपर्छ त?
4: मलाई यो महरा भोजनालयको परौठा बाहेक अन्त कतै मिठो लाग्दैन
3: है।
4: मलाई त हेर, अचेल बजार आएको बेला यहाँ आएर परौठा खाइएन भने जिउ चिलाएको चिलायो जस्तै हुन्छ क्या।
3: ननुहाएको कति दिन भएको होला अनि, गफ दिन्छ।
5: ल मैले परौठा ल्याइदिएँ है।
4: हुन्छ,
3: त बजार आउने बाना पारेर यही मरा भोजनालयमा नै किन आउँछस्? मलाई ए टु जेड सबै थाहा छ।
4: के थाहा छ भन्छ यो भन् त?
3: ऊ फेरि वेटर वाली फेरि आए, अहिलेसम्म तिन पटक आइसके, अब तपाईँलाई केही चाहिएको हो भन्छ। हेरै हेरै,
5: तपाईँलाई अरू केही चाहिएको हो?
4: छैन छैन, सब पुग्यो।
5: तपाईँलाई त फर्को छुटे जस्तो छ, पानी खानु ठिक हुन्छ।
4: हस् हस्,
5: म काउन्टरमै हुन्छु, केही चाहियो भने भन्नु ल।
3: ओहो, भाउ पनि राम्रै दिने रहेछ त, फेरि जतिपल्ट पनि आउँछ तँलाई मात्र सोधेर जान्छ। के पाक्दैछ किसन?
4: के भन्छ फेरि, खाना खा खुरु खुरु।
3: भन्न भन्,
4: अब यिनीहरूको कामै सोध्ने हो त, तँलाई चाहिँ किन 12-27 को कुरा खोजी नीति गर्नु पर्यो? तर हेर आयुष, यो वेटर वाली केटी चाहिँ बहुत ब्युटी रहेछ यार।
3: बल्ल थाहा भयो यस्तो ब्युटी छ भन्ने, यत्रो दिनसम्म चाहिँ के रहेछ त्यस?
4: मलाई त थाहा छ, यसो तँलाई पनि देखाइदिएको नि, मन चाहिँ नलगाएस् नि फेरि।
3: धेरै रिस नउठाए किसन, फेरि पनि मलाई यो केटीको कुरा जोडेर कुरा गरिस् भने यही प्लेट उठाएर टाउकोमा आलु फल्ने गरी खलास।
4: ए कुरै गर्न नपाइने हो, कडै पो कुरा गरिस् त यार।
3: मसँग यस्तो कुरै नगर न, बरु भन् छिटो यहाँ किन बोलाएको।
4: खै पहिला त्यो पानी पुरा त। सुन, तँलाई एउटा ब्रेकिङ न्युज छ।
3: कस्तो ब्रेकिङ न्युज भन्छ?
4: त्यो तँलाई फसाउनेवाला मिलन थिएन, मुनु शर्मावाला क्या।
3: के भयो त त्यो भन्न?
4: त्यसलाई त्यत्रो प्रमाण जुटाएर जेल हाले होइन?
3: हो, अनि के भयो त?
4: त्यो त निस्किसकेछ नि, मैले दिउँसो यही बजारमा देखेँ।
3: निस्क्यो रे, त्यति सजिलो निस्किन कहाँ सक्छ? झुक्किस होला, अरू कसैलाई पो देखिस् कि।
4: को अरू हुनु, त्यही मिलने रहेछ नि, मैले उता अङ्कललाई फोन गरेर पनि बुझिसकेँ क्या।
3: को त्यो प्रहरीवाला अङ्कल? अब अङ्कलले पनि भन्यो भए त कन्फर्म नै भइहाल्यो नि, मलाई त केही पनि थाहा थिएन।
4: हुन त आजकल तँलाई के कुरा थाहा हुन्छ र, तँ फेरि एकदम वरिष्ठ भाषा सचेल।
3: भनेको?
4: न कलेज जान्छस्, न क्रिकेट खेल्न जान्छस्, कहिले भेट पनि हुँदैनस्, पुरा कोठाको कोठे, अनि बाहिर के भइरहेछ भन्ने कसरी थाहा हुन्छ? धन्न आज चाहिँ आइस यार।
3: खै यार।

0: कहीँ जानै मन लाग्दैन भने
1: अनि सधैँ यसरी झोक्राएर हुन्छ त त्यो फोन बनाएछस् कि बनाएको छैनस् कि के भयो
0: छैन यार बनाएन अहिले पैसा पनि छैन
1: बुद्धिले अरूलाई खान्छ रिसले आफैले खान्छ भने यही हो क्या त्यो मिलोनीको रिसले कलेजै नजाने मोबाइलै फोडेर फाल्ने कसलाई घाटा भइरहेछ भन्दो बाबु थाहा पाछस् नि होइन
0: ल ल धेरै ज्ञान नदे ओइ किशन अब त्यो मिलनले फेरि लफडा गर्ने पो हो कि
1: अब के लफडा गर्छ र त्यसले
0: त्यति बेलै थानामा म यहाँ जेलबाट छुटौँ न मात्रै कस कसलाई के गर्छु मैले जानेछु भन्थ्यो खै साँच्चै पो भन्यो कि
2: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
3: गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन् यसको सही उत्तर हो विपक्षमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट राजकुमार सिंह मोरङबाट शान्ता कार्की ढोली झापाबाट बुलेट खत्री र बाराबाट चम्पा चौधरी विजेता बन्नु भएको छ तपाईहरू सबैजनालाई धेरै धेरै बधाई तपाईले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ प्रश्न फेरि एकपटक गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाई एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 72
2: बुढा टोकेर मान लगाइसकेछ
3: बल्ल बल्ल सुते कि लत्ता लाग्ला है कुसुम अलि पर्छन्
2: छाउकर पनि अति सानो के यहाँ त बस्न नपरे पनि हुन्थ्यो नि
3: आफ्नो भाग्यमा भएको कुरा पनि गर्न नपरे हुन्थ्यो भनेर हुन्छ हातैमा भएको फोन उठाउन पनि कति समय लगाएको छिटो उठाउनु न अहिले फेरि नानी रुन्छे
4: होस् उठाउँदिन
3: कसले गरे हो र
4: हरिसले
3: फेरि हरिसकै हो अरे शिव उठाउनु न फोन बिचरा हरिस फोन गरेको गरेछ उठाउँदै नउठाउने पनि हुन्छ र भने
4: बोल्न मन लागेको छैन के बाउजू
3: अहिले बोल्न मन लागेको छैन भन्दै बस्नु भोलि पर्सि हरिस टाढा भयो भने रुँदै हिँड्न पर्ला है कुसुम मैले भन्दा छु
5: त्यो रुँदै चाहिँ हिँडिन्न है बाउजू यो कुसुम त्यति कमजोर पनि छैन
3: अहिले पर्या छैन र त्यस्तो भन्नुहुन्छ नि
5: खै बाउजू खालि भागो मात्र भन्छ त्यो मेरो अप्ठ्यारो बुझ्नै खोज्दैन
3: आफै मात्र चिन्ता छ उसले हरिसले भागौँ भनेर गलत गरे जस्तो चाहिँ लाग्दैन है मलाई
5: उसलाई पो भन्न सजिलो छ मेरो समस्या तपाईँले नि बुझ्नु भएको छ त
3: उसलाई पनि कम टेन्सन छ र तपाईँको बिहेको कुरा चल्या थाहा पाएपछि मसँग आएर कस्तो रोको थिएँ म कुसुम बिना त बाँच्न सक्दिनँ दिदी भन्दै थियो त्यस्तो माया गर्ने मान्छेलाई रुवाउनुहुन्न है कुसुम
5: बोजू पनि के भन्नुहुन्छ मैले कहाँ रुवा छु त हरिसलाई
3: अलि दिनमा तपाईँलाई घरबाट बिहे गरेर पठाइदिइहाल्छन् अनि थाहा पाउनुहुन्छ यसै उसै बिहा नै गर्नु छ भने आफूलाई माया गर्ने मान्छेसँग नै गर्ने नि आँट गर्नुहोस् है कुसुम नत्र मेरो जस्तै हालत होला
5: के
3: मैले तपाईँलाई भनेको थिएँ नि तपाईँको दाईसँग बिहे गर्नु अघि मेरो एकजना थियो भनेर उसले पनि मलाई भागेर बिहे गर्ने भनेर कति भनेको थियो मैले आँट्ने गर्न सकिनँ
5: हो र
3: पछि उसले घरबाट खोजा केटीसँगै बिहे गर्यो मैले तपाईँको दाईसँग त्यति एउटा आँट गर्न सके भए आज मेरो जिन्दगी अर्कै हुन्थ्यो तपाईँको त्यस्तो नहोस् भनेर भने अब कुसुम
5: खै बोजू के गर्ने गर्ने मैले त सोच्नै सकेको छैन
3: धेरै सोच्न किन पर्यो आफूले मन पराएको लोग्ने होस् घरभरि छोराछोरी हुन् खाना लाउन सुख होस् त्यति भए के चाहियो टिकेटी मान्छेलाई
5: अनि नेता दाईसँग बिहा गरेर तपाईँ खुसी हुनुहुन्न बाउजू
3: खै खुसी भन्ने कि दुःखी भन्ने बाहिर हेर्दा सबै राम्रै छ एउटा छोरा जन्माउनु पाए मन पनि सुखी हुन्थ्यो कि हामी केटी मान्छेको काम कर्तव्य जे भने पनि पहिल्यै रिजाएर उसको घर गरेर खानु नै हो कुसुम आफूलाई माया गर्ने मान्छे भयो भने आफूले भने अनुसार हुन्छ एकले अर्कोलाई सजिलोसँग बुझ्न सकिन्छ पहिला रिजाउन पनि सजिलो हुन्छ उफ तपाईँले फोन उठाउनु भएन भनेर हरिसले मलाई फोन गरे ल लिनु
5: ल मलाई किन दिनुभएको
3: यो फोन हरिसले मेरो लागि भन्दा पनि तपाईँको लागि गरे हो हरिसको फोन उठाएर आफ्नो खुसी खोज्ने कि मेरो जस्तै जिन्दगी बनाउने निर्णय तपाईँको हातमा छ है कुसुम
6: आज त नयाँ पेन्ट लगाइछस् त गिफ्ट दियो कि क्या हो कसैले
7: कहाँ गिफ्ट आउन मलाई गिफ्ट दिने को छ र
6: के छ यसो डिम्पलले दिए कि भनेर अचेल त भेटघाट पनि डह्रो गइरहेको रहेछ त
7: डह्रो त होइन हल्का फुल्का
6: अस्ति पनि डह्रो भएको रहेछ त होटेलमा घन्टा हानियो अरे त
7: त्यो किसानले भन्यो तपाईँलाई
6: तैँले भन्ने छाडिहालिस् क्या अरे
7: होइन मैले सेयर गरौँला भनेको थिएँ अलि मिलिरहेको थिएन कि
6: ए
7: आज त टिकटक छोड्नु भएकै छैन त दाइले के विशेष छ क्या हो
6: सनी हेर्छस् तँलाई हेराउने एउटा भिडियो छ यहाँ रुके अनि भर्खरै त देखाएको थियो त यार आयो हेर त
7: के रहेछ र खै हेरौँ
6: ला हेरी
7: कति न के होला भनेको त त्यही डिम्पलको टिकटक पो देखाउनुहुन्छ यार।
6: केटी त सही देखिन्छ नि होइन, चेस हेर्नु चेस हजुर
7: लिन आफै हेर्नु।
6: हुन त सबै लाइभ हेरिरहेको मान्छेलाई टिकटकमा हेर्न के मजा आउँथ्यो र होइन।
7: छेड्नुहोस् यस्तै कुरा, बरु हिजो तपाईँको टिकटक देखिरहेको थिएँ मैले।
6: कस्तो टिकटक देखिस् र? अचेल त खासै बनाएको छैन मैले।
7: खै त्यो माला टिका लगाएको थियो त एउटा,
6: ए त्यो बाउले चुनाव जिताए बेलाको यही भने अवस्थाले होइन।
7: यही हो, म त तपाईँलाई गाउँ गएको बेला सम्मान गरेछन् कि भन्ने लगाइरहेको थियो भने।
6: होइन त्यस्तो, आफू त तँ जस्तो क्रिकेट खेलाडी पनि परिएन, के भनेर सम्मान गर्नु नि?
7: क्रिकेटको नभए पनि केटी पट्याउनमा त एक नम्बर खेलाडी हो नि तपाईँ त।
6: छोड्दै यस्तो कुरा, अनि तेरो क्रिकेट कस्तो भइरहेछ त? अर्को हप्ता टुर्नामेन्ट भने होइन?
7: ठिकै छ, यसपालिको टुर्नामेन्ट चाहिँ बब्बाल गर्ने हो।
6: गर्न परिहाल्यो नि, क्रिकेटको हिरोले अलिअलि नि गरेन भने कलेजको इज्जत कहाँ रहला र? तेरो हात चाहिँ अलिक ठिक ठाउँमा राख, पराठा खाना आएको छ पुरै पाइनभित्र हात हाल्दैछ। तेरो पाठ पूजामा समस्या छ क्या हो केटा? खुब कनाइरहेको छस् त अघिदेखि।
7: त्यस्तो होइन, पाइन नयाँ भएर हो कि हल्का चिलाइरहेको छ।
6: जे भए पनि अलिक कन्ट्रोल गर्न यार, त पुरै भातै भित्रभित्र हाल्दैछस् त।
7: ल ल अब कन्ट्रोल गर्छु।
8: हजुरले चार परौठा दुई ठाउँमा तरकारी भन्नुभयो
6: हो त, राख त हात धुनु गइहाल त पहिला।
7: भर्खरै त सँगै धोएको होइन र?
6: चाह भने जा न, कनाको कनाइ गरिरहेछ। अनि
7: तपाईँ पनि के नियम निकाल्नुहुन्छ यार?
6: ए भाइ, यो परौठा पनि दुईवटा भाँडामा बनाएर ल्याऊ त यार।
7: ल अब त भयो होला नि होइन?
6: भयो, अब चाहिँ कोही कनाउने होइन नि त्यहाँ।
7: हुन्छ कि हुन्छ, कहीँ कनाउँदैन।
6: तर मलाई एउटा कुरा जान्नु मन लाग्यो हैस।
7: के कुरा?
6: तेरो यो कनाउने तालले यसपालिको टुर्नामेन्ट जितिन्छ त? त्यसमा पनि आदर्शको टिम त्यस्तो मिलेको छ अहिले।
7: आदर्शलाई त पहिला पनि दुई पटक जित्यो नि।
6: पहिलाको कुरा नगर्न केटा, उनीहरूको अहिलेको म्याच हेरिरहेछस्? यसपालि मुस्किल छ।
7: साँच्चै हार्छौ त? बेट लाउने हो?
6: ल 5,000 को बेट भयो। ल हारिस भने नि छैन भन्न पाउन सोच, जहाँबाट भयो नि मलाई चाहियो।
7: ल डन। ल
9: यसै पालि मलाई जिताएर वडा अध्यक्ष पनि बनाउनु भयो, अनि यसै पालि जगन्नाथको मन्दिर बनाउने मेरो चाहना पनि पुरा गरिदिनु भयो, सबैलाई धन्यवाद छ है।
10: पालिकाको बजेट त गाउँ नगरको विकास निर्माणमा पो लाउने हो त लालुकाका।
11: अर्काको गाउँको बारेमा कति चासो हो यिनलाई? के भनेदेखि आफ्नो गाउँ साङ्गाडीमा के भइरहेछ थाहा पनि होला के?
10: अब जहाँ बसिन्छ त्यही आफ्नो गाउँ हो नि आन्टी, यहाँ पनि बोल्न पाइन्छ। म आएदेखि बजारको हालत उही छ, फोहोर उस्तै, सडक उस्तै, खानेपानी उस्तै, स्कुल उस्तै, स्वास्थ्य चौकी पनि उस्तै, तपाईँहरू मन्दिर माग्नुहुन्छ।
11: कुरा त हो है, यो 5 वर्षमा केही विकास भएको छैन। शालिग चोक वरिपरिको 300 मिटर बाटो पिच हुँदैमा सारा माझकोटको विकास हुन्छ त?
12: मान्छे बिरामी हुँदा उपचार गर्ने गतिलो अस्पताल समेत छैन है, त्यता ध्यान ढल नाली केही गतिलो छैन। कसको बजेटले बनाउने हो त्यो?
11: आमा समूहलाई पनि चाहिन्छ है बजेट त, के भनेदेखि त्यही एउटा समूहको भवन बनाउने हो।
9: आमा समूहलाई चाहिन्छ भने बाउ समूहलाई पनि चाहिने होला होइन जगत?
10: अब कसलाई चाहिने नचाहिने भन्दा पनि यहाँ सबैले आआफ्नो आवश्यकताको कुरा गरेको हो, मुख्य कुरो वडाको बजेटले मात्रै यी सबै योजना बन्न सक्छ कि सक्दैन भन्ने हो।
9: ल वडा सचिवज्यू, उहाँले भनेका योजनाहरू सबै टिप्नुहोस् है।
13: होइन हेर्न होइन, यो बाउ समूह हाम्रो रिस गर्न खोल्या समूह हो
11: खै दिदी?
9: खसिया खुसुक नगरौँ त, सबैले यता सुन्नुहोस्, आमा समूह बाउ समूह भनेर मात्र बजेट पाइन्न, आफ्नो समूहले के काम गर्न बजेट खोजेको हो यो कुरा चाहिँ प्रष्ट हुनुपर्छ है।
11: त्यो त भनिहाल्छु नि, हाम्रो आमा समूहले बहुउद्देश्यीय सामुदायिक भवन बनाउनु खोजेका छ, के भनेदेखि 10 लाख त चाहिन्छ चाहिन्छ, बरु त्यो हुँदो नहुँदोको बाउ समूहलाई नदिए नि हुन्छ।
10: एउटा कुरा भनौँ वडा दक्षज्यू,
9: खुरुखन लालु काका भने भइहाल्यो नि, के अध्यक्ष भनिरहने।
10: अब जनप्रतिनिधिको इज्जत गर्नु परेन त काका।
9: ल ल भन।
10: अब हेर्नुहोस् है, यहाँ धेरैको प्रतिनिधित्व छ, दलित, महिला, ज्येष्ठ नागरिक आदि आदि। अब यो बेलामा बालबालिका खै त, बजेट त उनीहरूको नाममा पनि आउँछ।
11: कस्तो कुरो गरेको होला, बाउ आमा आइसकेपछि केटाकेटी किन चाहियो?
14: फेरि केटाकेटीका लागि त स्कुलमै जान्छ नि बजेट त। गाउँमा केटाकेटीको लागि पालिकाबाट माग्नु पर्ने काम किन पो हुन्छ र?
10: किन हुँदैन? उनीहरूको क्षमता विकास, व्यक्तित्व विकास आदि कामको लागि बाल बालिकाको यो क्लबहरू छ नि, यिनीहरूले कति धेरै काम गर्न सक्छन्।
9: त्यही त,
10: अब उनीहरूलाई पनि त सहभागी बनाएर तिमीहरूको नाममा आउने बजेट के गरौँ कसो गरौँ भनेर त सोध्नु पर्यो नि, होइन र?
12: अब टोल बेला अहिले भइरहेछ, अहिलेको अहिले तत्काल कताबाट बालबालिका खोज्नु, अर्को पटकदेखि बालबालिकालाई पनि समावेश गर्ने।
15: बरु भनौँ न त, बालबालिकाका लागि के हुन्छ त्यस्तो योजना?
10: एउटा योजना छ, बाउ समूह मार्फत बालबालिकाका निम्ति खेलौना बनाउने तालिम गर्न सकिन्छ।
14: के रे के रे, अब केटाकेटीको खेलौना बनाउनु, बाउ समूहलाई तालिम दिने, के सुन्न पर्छ है निमगञ्ज दिदीको?
11: पालिकाको बजेट खोला फाल्ने खेलो हो यो के? यस्तो नचाहिँदो कामको लागि पैसा खेर फाल्ने होइन, केटाकेटीकै नाममा बजेट आछ भने पनि अरू काममा लाए हुन्छ।
10: बालबालिकाको नाममा आएको बजेट एक रुपियाँ पनि दुरुपयोग गर्न पाइँदैन है। बरु बाउ समूहले बजेट नपाए नपाओस् केही छैन, उनीहरूको बजेट दुरुपयोग भयो त मात्रै कहाँ गएर के उजुरी दिनुपर्छ मैले जानेछु।
16: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
17: गत हप्ता सोधेको प्रश्न थियो, बालबालिकालाई अनुशासन सिकाउने नाममा के दिनु हुँदैन? यसको सही उत्तर हो दण्ड सजाय। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट सेतराज खनाल, बैतडीबाट बिनु महरा, दाङबाट मौसम पाण्डे र सल्यानबाट अप्सरा विश्वकर्मा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारै जनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी। प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? क जनप्रतिनिधि, ख कर्मचारी।
18: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 18
2: अन्जे धुवाको ढोड थप्त
3: ढोड पनि राम्रोसँग नबलेको आज टाक्नु बनाइ सकिन दाई
2: अलिकति बाँकी छ हात छिराएर छिटो छिटो काम गर्नै सकेको छैन
3: आज त के को हतार मास्को जाने बस 11 बजेसम्म गइहाल्छ क्या रे
2: 9 बजेकै बस समात्न सके 2 बजेसम्म पुगिसकिन्छ अलिअलि बिहानी बैङ्कको काम गर्न भ्याइन्छ कि भनेर छिटो निस्किन खोजा
3: सघा दाई यो खोले यतिको पातलो भयो हुन्छ
2: है अझ बाक्लै छ अलिकति पानी थप 100 बाख्रा पुर्याउनु पाए ढुक्क हुन्थ्यो भने
3: 100 अनि त्यत्रो बाख्रो यो खोरमा अट्छ त
2: त्यही भएर त तल्लो बारीमा ठुलो खोर बनाउने भने त्यही भएर त ऋण लिन लाग्यो नि कान्छे
3: अनि माग्ने बित्तिकै ऋण दिन्छ त दाई
2: कहाँ माग्ने बित्तिकै दिन्छ लामो प्रोसेस हुन्छ समय लाग्छ
3: दाई साँच्ची मलाई मास्करबाट किताब ल्याइदिनु है
2: पढ्न मन लगा न किताब त जति नै ल्याइदिइहाल्छु नि
3: अरू किताब भनेको होइन के कविताको यसपालि मदन पुरस्कार जित्ने राइटरको कविता बुक आएको छ अरे
2: खालि कविता मात्र पढेर हुन्छ मैले अस्ति ल्याइदिएको किताब पढिस् कि त्यतिकै थन्काइस्
3: त्यो किताब किन ल्याउनु भएको मैले पढ्दैन भनेको थिएँ क्या अरे त्यत्तिकै पैसा मात्र खेर फालेर
2: कुसुम पढाइको कुरा गरे कि किन टोलाइहाल्छ
3: सुनिरहेछु
2: छिटो छिटो काम सकेर त पनि ठिक पर्छ सँगै निस्किनुपर्छ
3: म पनि मास्क जाने
2: हेर न यसको ताल स्कुल जानु पर्दैन स्कुल खुल्या कति भइसक्यो
3: सौगात दाई भोलिपल्ट पक्का जान्छु के आज कस्तो मलाई टाउको दुखिरहेछ
2: जहिले एउटा न एउटा बहाना बनाउँछेस् यस्तो तालले कसरी हुन्छ कुसुम
3: साँच्ची भोलिपल्ट जान्छु के दाई
2: जान्छेस् पढ्ने स्कुल जाने कुरा गर्यो कि तेरो अनुहार नै अँध्यारो हुन्छ तेरो मनमा के छ कान्छी
3: खै दाई एक मनले पढ्नुपर्छ जस्तो पनि लागेको छ फेरि अर्को मनले पढ्नै मन लाग्दैन
2: किन त्यस्तो लाग्यो त
3: कक्षामै लास्ट भयो कि भनेर सबैले खिसी गर्छन् कि जस्तै लागेको छ त्यो सम्झ्यो भने त पढ्नै मन लाग्दैन
2: हिँड्ने मान्छे लड्छ त फेल भयो भनेर पढ्नै छोड्ने हो र अब राम्रोसँग पढ अरूले के भन्छन् भनेर आफ्नो भविष्य बिगार्ने हो त
3: सबैले राम्रो पढेन भनेर गाली मात्रै गर्छन् झन् मलाई त म पढ्नै सक्दिनँ जस्तो लाग्छ
2: त्यस्तो सोच्नुहुन्न कान्छी सबैले तिम्रै राम्रोको लागि भनेको अहिले राम्ररी पढिस् भने भोलि आफूले चाहेको बन्न सक्छस्
3: म के बन्छु होला र दाई मलाई केही त आउँदैन
2: धत त्यस्तो राम्रो कविता लेख्ने मान्छेले पनि यसो भन्ने हो राम्रो लेख्नलाई पहिला पढ्नु परेन अनि फेरि रेडियोमा बोल्न मन लाग्छ भनेर भने कि होइन अहिले नै देखि लत्त छाडिस् भने कसरी बोल्छस् रेडियोमा
3: रेडियोमा बोल्नु पर्न पर्छ र
2: किन पर्दैन पढे नै धेरै कुराहरू थाहा हुन्छ धेरै मान्छेको विचार बुझिन्छ अनि बोल्ने कुराहरू आउँछ हो कि होइन भन् त
3: त्यो त हो
2: त्यसैले भनेको हेर कुसुम तमाथि हामीलाई ठुलो भरोसा छ निराश त बनाउँदिनुहोस् नि
4: ओहो भित्र त कस्तो प्याक रहेछ है आयुष
5: यार यता बाहिरै बसाउन उता कुर्सी खाली छ त तान न खुसबु के खाने अर्डर गर न
4: के खाने र त्यही अन्डा चना खाउनु हुन्छ
5: हुन्छ हुन्छ भन न
4: हेलो साउजी यता हेर्नु त यता बाहिर बाहिर हामीलाई दुई ठाउँ चना अन्डा है
5: यस्तो भिड छ कहिले आउला र हाम्रो नास्ता
4: यहाँ त यस्तै हो चिया पकाउन भनेर गयो भने पुरै गेम सकेर आउँदा नि पाकेको हुँदैन लास्टै स्लो सर्भिस अझै उठ्या हेर न सर्भिस विथ स्माइल रे फेरि अन्त कतै जाउँ भने ग्राउन्डको नजिकै चिया पसल भने यही मात्रै हो
5: त्यही त अर्को ठाउँ जाने पनि भएन फेरि एक त ब्रेक टाइममा आइया हुन्छ है
4: आयुष तिमीलाई थाहा छ कलेज स्तरीय म्याच हुँदो रहेछ त
5: यही महिनाको तेस्रो हप्तातिर हुन्छ होला सायद
4: तिमी नि खेल्ने हो नि
5: अँ
4: राम्रो प्र्याक्टिस गर है जित्नुपर्छ
5: है के हुन्छ प्रयास गरौ क्या रे
4: के प्रयास भनिरा जित्ने हो अहिले होपलेस भएपछि पुगिन्छ त नेसनलसम्म
5: आफूले नगर स्तरीय खेल जित्यो भन्दैमा सबैले जित्छन् र
4: त्यस्तो होइन क्या पहिल्यै जित्छु भनेर खेल्न पर्यो नि, अब हार्छु भनेर खेलेपछि पनि कहीँ जितिन्छ त?
5: तर तिमीलाई चाहिँ मान्नै पर्छ यार, त्यस बेला एक्लै सबैलाई आउट गरे है?
4: गर्नु पर्यो नि, यत्रो प्र्याक्टिस गरेर एकपटक खेल्नु छ, किन डराउनु? मैले त दिएँ धनादन।
5: तिम्रो बोलिङलाई चाहिँ मान्नै पर्छ क्या, गजबको कन्फिडेन्स क्या तिम्रो बोलिङमा।
4: त्यही भएर त भनेको, कन्फिडेन्स भएर खेल भनेर।
5: खेल्ने त अनि, तर अहिलेसम्म पनि बोलिङमा खेलाडी सिलेक्सनै भएन।
4: माउ त सेलेक्सन भएर
5: भइग, तिम्रो बोलिङ त खेल्नै सकिन्न यार, फेसबुकको बोलिङ भने सबै कायल है।
4: तिम्रो त्यो साथी थियो नि, के नाम थियो त्यसको?
5: को, त्यो मिलन?
4: मिलन पनि बोलिङमा राम्रो छ भने होइन तिमीले?
5: अरू भन्दा त ठिकै थियो, तर त्यो सिलेक्सनमै परेन छ।
4: ए हो, कसले भन्यो तिमीलाई?
5: दिपु गुरुले भन्नुभयो।
4: झन्डै तिमी पनि गएनछ उसैसँग।
5: मेरो त ब्याटिङ राम्रो भएर सिलेक्सन गरे अरे।
4: अब राम्रो गरेर देखाउनु पर्छ,
5: अहिलेसम्म यसैले टाइम दिइरहेको छ त, किन राम्रो गरौँला र?
4: तिम्रो टाइम कता छ भने सबै थाहा छ मलाई। अनि त्यो मिलनको ठाउँमा को आउने भयो त अब?
5: के भन्यो रे?
4: त्यो मिलनको ठाउँमा को सेलेक्ट भएछ भनेको?
5: त्यो त
4: आयुष। म जाउँ
5: ल? किन नि फेरि, नास्ता आएकै छैन, कहाँ जाने?
4: तिमीलाई मसँग बोल्ने फुर्सद नै छैन, खालि मोबाइलमा झुन्डिरहेछ।
5: होइन, यहाँ एउटा कसको फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ, एक्सेप्ट गरेन भनेर मेसेज आइरहेछ क्या, त्यही भएर।
4: अब ज जसको रिक्वेस्ट आउँछ, चिने नचिनेको त्यहीसँग कुरा गरेर बस, अनि यसैमा हुन्छ प्रगति।
5: अब म्यासेज नै पठाएपछि त विचार गर्नु पऱ्यो नि।
4: जतिले रिक्वेस्ट पठाउँछन् सबैको पछाडि लागेर साध्य हुन्छ र?
5: ल ल ल, मैले डाटा नै बन्द गरेँ ल अब भन।
4: मलाई यस्तो चाहिँ मन पर्दैन है, जहिले कुरा गर्न थाल्यो कि मोबाइलमा झुन्डेर मात्र गर्छ।
5: ल ल सरी ल।
4: अनि कसको रिक्वेस्ट रहेछ त
5: खै, मलाई पनि थाहै छैन।
4: थाहा नपाइकन यसो गर्यो?
5: अब म्यासेज नै कति पठाइसक्यो, त्यही भएर यसो हान्दे।
4: त्यसो चिन्नु नजान्नुको मान्छेले रिक्वेस्ट पठायो भनेर यसो गर्छ त कसैले? यस्तो गर्दा के हुन्छ थाहा छ तिमीलाई?
5: ए जहाँ अब फेसबुकमा जोडिला कि नै फरक पर्छ र हो, जीवनमा जोडिएको भए पो अर्को कुरा।
4: अहिले त्यस्तो भन्छौ, पछि अप्ठ्यारो पऱ्यो भने थाहा पाउँछौ। खोइ को मान्छे रहेछ हेरौँ त।
5: देखाउँदिन, यसलाई तिमीले चिन्या रहेछ र फेरि बिचकाइदियो भने।
4: खोइ देखाउन भने, फोटो मात्रै देखाउन।
5: हेर ल,
4: ए यो केटीलाई मैले मात्र होइन सबैले चिन्छन्, नाम पनि भनिदिऊ कि।

0: ल फेरि डी पछि यहाँ आउँदैन?
1: आउँछ।
0: अनि किन नलेखेको त?
1: नआएर
0: कति सम्झाऊ के, हैरानै भइसकेँ म त। यसलाई मेटेर फेरि लेख।
1: मामु पेन्सिल बाँच्यो।
0: के गरेर लेख्छौ? ए यसो लेख्दै गर।
1: मामु मेरो होमवर्क सक्यो।
0: सबै सक्यो?
1: सक्यो। मामु मेरो पजल कहाँ राखिदिनु? म दिनु त
0: उता कोठामा छ, जाऊ आफै हेर।
1: हस् मामु, म पनि पजल खेल्ने।
0: अनि होमवर्क चाहिँ कसले गर्छ? खुरुक्को पहिले होमवर्क सक्ने।
1: E-F-G-H मामु
0: के भयो?
1: युएचलाई यता फर्काए के हुन्छ?
0: के हुनु नि, जे पाए त्यही हुन्छ। अघिदेखि भनिरहेको छु यस पछाडि फर्काएर लेख्ने भनेर। होइन तँलाई कतिचोटि सम्झाउ जोइसी, फेरि के ठुस्केर बसे नि नलेखेर? अलि थप्पड दिन्छु अनि।
1: बाबा मामुले गाली गर्नुभयो।
2: के भयो र गाली गरेर आउनु त?
0: के हुनु र, अघिदेखि लेख्न लगाएको, कहिले के कता फर्का छ, कहिले के कता फर्काएको छ। जति सिकाएर उल्टो लेख्न छोड्ने होइन?
2: अनि उसले बुझिन भनेर बच्चालाई गाली गरेर हुन्छ त?
0: के गर्ने हो, तिमी आफै गराऊ। उता मेरो दाल दडिसक्यो।
2: जोयसी यता आऊ त, अब बाबासँग पढ्ने है।
1: बाबा दिदीसँग खेल्न जाने नि।
2: एकछिन पढ्ने अनि जाने ल। लजु।
3: हजुर बाबा।
2: बहिनीको ब्लकको ब्याग ल्याइदेऊ त।
3: हुन्छ बाबा।
2: ल अब अस्तिको जस्तै नाच्दै पढ्ने है त। ल उठ त। A for apple, B for ball.
1: A for apple, B for ball.
2: C for cat, D for dog.
1: C for cat, D for dog.
3: ए बाबा बहिनीको ब्लक।
2: ल त्यहीँ राख। ल लजु तिमी पनि सँगै गाउने है। ल हामी कहाँ पुगेको थियो? अँ ईमा। E for elephant, F for fish.
1: E for elephant, F for fish.
2: G for goat, H for hen. ल अब म तिमीहरूलाई हामीले पढेको शब्दहरूको ब्लक देखाउँछु है। यो के हो?
1: E for apple.
2: अनि यो
1: B for ball.
2: Nice. ल अब म अर्को देखाउँछु है।
3: यो के हो?
2: हाम्रो घर वरिपरि घरिघरि के कराउँछ?
1: Cat.
2: हो, C for cat. Cat भनेको बिरालो। ल यो हेरेर सी लेख त।
3: ल लेख त।
1: C for cat.
2: शाबास। ल यो हेरेर डी पनि लेख त छोरी।
1: D for dog.
2: Very nice. मेरो छोरीले जानिहाले त।
1: बाबा म अब खेल्न जाउँ।
2: ल ओके एकछिन खेल्ने अनि आएर यो सबै सक्ने है त।
1: हस् बाबा।
2: ल लजु लजु तिमी पनि जाऊ त बहिनीसँग गएर खेल है।
3: हुन्छ बाबा।
2: ललिता।
0: हजुर। अनि काम छ भन्थ्यौ त, चाँडै आयौ त।
2: अँ मुडै चलेन, फेरि त्यहाँ उत्सव आएको थियो एकछिन, अनि कुरा गर्न लाग्यौँ।
0: के कुरा हो र?
2: त्यही रमाको बारेमा। यस्तै तालो भने त निकै गाह्रो हुने देखिरहेको छु मैले त रमालाई।
0: बहिनी के गर्ने हो र हामीले, केही भन्नुहुन्न उनीहरूलाई?
2: अब एउटै घरमा बसेपछि त त्यस्तो भनेर नि भएन नि, देखेको जानेको कुरा त भन्नु पर्यो नि।
0: अब उनीहरूलाई सुन्नु नै छैन भने किन बाटो हुनु? अर्को कुरामा चाहिने भन्दा बढी चासो दिएको मलाई चाहिँ मन परेको छैन है। आफ्नो प्रेसिसको नि ख्याल गर्ने गर। अनि कहाँ गयो जोइसी र लजु?
2: एकछिन खेल्न गएको छन्।
0: किन पठाएको त? अब पहिला त्यति होमवर्क सकाउन लगाएको भए हुने नि।
2: बच्चालाई पढ पढ मात्रै भनेर पनि हुन्न के ललिता, तिमी जस्तो मान्छेलाई नि भन्नुपर्छ र मैले।
0: ल ल हजुरलाई थाहा छ सबै कुरा, तिमीलाई जे ठिक लाग्छ त्यही गर भयो।
4: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, स्कुलमा आफ्ना परिवारको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? यसको सही उत्तर हो सन्देश। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रोल्पाबाट प्रकाश महरा, सिन्धुलीबाट निर्मला योञ्जन, दाङबाट रोशन यादव र अछामबाट उषा ढुङ्गाना विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, उत्सवले सुरु गरेको व्यापार के हो? प्रश्न फेरि एकपटक, उत्सवले सुरु गरेको व्यापार के हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 64
2: लौ नानी हैन के गरेको छ सन्देश तैले यो
3: मोबाइललाई नि मैले
2: त्यही मोबाइललाई
4: के भयो आमा किन चिच्याउनु भएको
2: तेरो छोराको उपद्रवले हद पार गरिसक्यो उत्सव
4: के गर्यो भन्नुहोस् त
2: हेर्न त्यहाँ आफै
4: टक्क लाएर चिया पकाइरहेको छ त केटोले गरी खाने पारा ल्यायो अब
2: गरी खान्छ तेरो छोरोले खुब गरी खान्छ
4: किन र दुध र पत्तीमा नुन हालेर पकाइदियो कि क्या हो केटोले
2: चियाभित्र के छ राम्रोसँग हेर्न अनि थाहा पाउँछ
4: होइन के गरेको केटा तैँले यो चियामा मोबाइल हाल्यो
3: आमाको मोबाइल हो के बाबा
4: यसरी चियामा मोबाइल उमालेपछि काम लाग्छ त्यो तेरो दिमाग त ठिक छ नि
2: दिमाग भए यस्तै उपद्रव गर्थ्यो
3: जुटुमा टेकेको कोपमा मोबाइल पकाएको अनि मैले पनि पकाएको
4: यहाँ आइज त डाका
3: नकि तपाईँले मैले फेरि पिट्नुहुन्छ
4: अनि यस्ता यस्ता हरकत गरेपछि तँलाई नपिटेर के कन्द कुटी हालेर माझकोट बजार जुलाउँ त म तँलाई
2: होइन दिमाग पनि के भएको हो यसको के भनेदेखि कहिले घडी फुटा छ कहिले रेडियो फुटा छ रेडियो त दुई तिनवटै बिगारिसक्यो यसले
4: खै के हो के हो होइन कसरी चाहिँ यस्तो जन्मियो यो कुपात्र
2: बाउको बैगुन जम्मै सरेको हो कि के हो तेरो पनि चकचक त कम थिएन के अरे गुरेली लिएर गाउँतिर निस्किस् भने एउटा न एउटाको अवगाह लिएरै आउँथिस्
4: अनि बाघको पिटाइ पनि त कमता थिएन
2: के भनेदेखि त्यति नगरेको भए सुध्रिँदो होस् र
4: थप्पड त यस्तै पनि पाकको उपाय छ होइन किन फेरि यो झन्झन झन्झन उग्र हुँदैछ त
2: भकुरै थोरै भा होला ऊ देखिस् हामी उसकै कुरा गर्दैछौँ एकैछिन के रोकिया थियो ऊ अब त्यही उसिनिया मोबाइलको बोक्रा छोडाउन थाल्यो
4: एकछिन अडिन सक्दैन चुर्न परेछ कुकुर खै हामी ऊ त्यो नाम्लो दिनुहोस् त खाँबोमा बाँधेर लडाउँछ आज यसलाई म
2: इला यो नाम्लो लि अनि मजाले हान के पिटिसकेपछि जुनीभर याद होस् अनि त इखले पनि सुध्रिन्छ तैँले टोइलेट थुनिस् छिस्किनी उखिलेर भाग्यो के भनेदेखि गाला यसो प्याट पार्छ पिन्चे मात्रै हुन्छ बानी त जस्ताको तस्तै
4: झन्झन झन्झन उग्र भएको भाइ कसैको कुरा नसुन्ने जिद्दी मात्रै गर्ने घरि यता फुत्त घरि उता फुत्त कति चाहिँ गर्न सकेको हो तैँले तँलाई कुकुर यता आइज
3: नाइ बाबु मलाई नबाँध्नु न
2: अनि चरप्प कसेर बाँधेस् अनि मुखा पनि टेप लगाइदिएको बोले
4: के स्वभाव त हजुरआमाको जस्तै पनि रहेछ
2: नकार तापनि तिमीहरूको मायाले फुलफुलेर यस्तो भएको यो मैले मात्रै हुर्काउने भइदिए ठट्टा र ठेगान लाउँथे
4: आँखाबाट खुट्टा आँसु जार्ने बानी गएर झन् भन्न झन् बिग्रेन अब यसरी हात खुट्टा बाँधेपछि के छस् नि केटा पहन
2: के भन्नु हजुर हुन्छ हेर हेर त्यो मोबाइलको गति उसिनेको घुइँमा पिराउनु जस्तो बनाइदियो
4: रोएर मेरो मन पग्लेला भने नठान केटा तैँले गल्ती गर्ने नि नछोड्ने रोएर जित्न खोज्ने
2: मेरो त्यति बोल्यो मोबाइल बाहिरको खोल समेत उम्लेको दुधले फुल्केर बाख्राको काम जस्तो भएछ कुहिनेबाट किन भाँचिएनन्
4: खै खै आमै यता आउनुहोस् त त्यही भरेको खामा म बाँधेर दिनभर लगाउँछु आज यसलाई म
2: घाउ चोट नलाग हात खुट्टा नभाँच्यो तर जिन्दगीभर याद रह त्यति त गर्दै बसे यसलाई
4: लौखा अब दिनभर यही भरेको खामोसम्म त रुँदै बस खाना पानी टोइलेट केही नपाएपछि होला नि त्यो होइन
2: डोरी चुटेर भर्याङबाट खसेको

0: रोक रोक रोक झन् नै लडाइदिएन।
1: मैले हो त बाटो नै हेर्नु न कस्तो खल्ड्याङ खुल्डुङ छ।
0: आफूलाई राम्रोसँग चलाउन आउँदैन अनि बाटोलाई दोष दिँदो रहेछ।
1: चलाउनु त राम्रोसँग चलाएको हो नि, भन्ने बित्तिकै ब्रेक नै लागेन, अब म के गर्नु?
0: अब फेरि ब्रेकलाई दोष देऊ।
1: अब राम्रोसँग चलाउँछु, आउनु बस्नु।
0: भो घ्याच घ्याच ब्रेक लगाएको लगाइ गरेछ, कहाँ लगाएर खाल्डो भर्ने हो? होस् बरु म त हिँडेरै जान्छु।
1: ए दिदी पनि बस्नु क्या, केही हुन्न,
0: बिस्तारै चलाऊ है त।
1: हस्
0: के भयो फेरि?
1: खोइ बाइक नै स्टार्ट भएन भने।
0: थोत्रो न थोत्रो बाइक बोकेर हिँडेपछि यस्तै हुन्छ। भो म हिँडेरै जान्छु बरु।
1: एकछिन क्या दिदी, पर्खन्न म बनाइहाल्छु प्लिज क्या।
0: होस् छोडिदेऊ, सधैँ हिँडेर ओहोरदोहोर गरेको ठाउँ त हो, एकैछिनमा पुगिहाल्छु नि।
1: ए तपाईँ कस्तो क्या दिदी, झन् आफू चाहिँ चट्ट बाइक चढेर कुसुमको घर अगाडिबाट सर र जाउला भनेर यी हेर्नु नयाँ जुत्तासम्म लाएर आएको छु।
0: ए कुरा त्यस्तो पो हो, यस्तो धुलो बाटोमा जति नै नयाँ जुत्ता लाए पनि के, ऊ कालो जुत्ता सेतै भइसक्यो।
1: ए बाटो नै खत्तम छ, हिरो जस्तै चट्ट पर हिँड्ने वातावरणै छैन भने।
0: त्यही भने घरबाट जति नै हिरो बनेर निस्किए पनि एकैछिनमा जिरो भइसक्छ हाम्रो हरि।
1: दिदी जिरो त नभन्नु न। एकछिन है दिदी, झन् तपाईँलाई घर पुर्याइदिन्छु भनेर सन्तोष दाइले बल्ल बल्ल फकाएर बाइक मागिरहेको छु, बरु बिस्तारै चलाउँछु क्या।
0: मलाई पुर्याइदिन अरे, आफूलाई सिक्न पर्या छ अनि।
1: सिक्न भन्दा पनि आज त कुसुमलाई देखाउँछु भनेर हो के?
0: किन नि
1: हेर्नु न, आजभोलि कुसुमले मलाई पहिलाको जस्तो बाल्नै दिन्न भने दिदी, केटीहरूलाई बाइक चढ्ने केटा मनपर्ने भन्छन्, मैले पनि स्वयं बाइक हुँकाएर हिँडेपछि कुसुमले कसो भाउन दिल्ली त।
0: अरे त्यही भएर पो घरमा बाइक किनिदिनु भनेर झगडा गरिरहे।
1: कसले भने नि तपाईँलाई?
0: मितिनी आमाले हरिशले मोटरसाइकल किन्दे कि किन्दे भनेर धुरुक्कै पारिसक्यो भनेर भन्दै हुनुहुन्थ्यो।
1: अनि किनिदिने कि नकिनिदिने रे दिदी, केही भन्नुभयो तपाईँलाई आमाले?
0: मैले भने मानेर त्यो कुसुम भनाउदीलाई वास्ता गर्न छोडे किनिदिन्छु नत्र लागिरहेछ भन्दै हुनुहुन्थ्यो।
1: हे हामी पनि केही नबुझ्ने क्या, आफूलाई बाइक नै कुसुमको लागि चाहिएको।
0: अब अहिले आएर तिमीले कुसुमलाई लोभ्याउन दस्तरी गर्नुपर्छ त भने।
1: कुसुम मसँग टाढा टाढा भइरहेको छ अनि परेन त, के थाहा यही रिसाइरहेको बेलामा हर्कैले उडाइदियो भने।
0: उडाउँदैन हो उडाउँदैन, कुसुम तिमीबाट टाढा होली भनेर पिरै नगरे हुन्छ है।
1: खै आजकल कुसुम मसँग राम्रोसँग गफ त गर्दिन, त्यसमाथि आमाले पनि सौगात दाईसँग झगडा गर्नुभयो।
0: सौगात बाबुसँग झगडा गर्नुमा मितिनी आमाको केही पनि गल्ती छैन है हरिश, घरमा बसिरहेको मान्छेसँग न्यु खोज्न आएपछि को चुप लाएर बस्छ त।
1: उसको दाईलाई जे पाए त्यही भनौँ भनेर कुसुम मसँग रिसाइरहेछ।
0: कतिन्जेल रिसाउली र सारा समाजका अघि तिमीसँग नाम जोडिसक्यो, अब त कुसुमले चाहे पनि उसलाई यो समाजले तिमीबाट टाढा हुन दिँदैन बुझ्यौ।
1: अनि उसलाई नै अरू केटा मन पर्यो भने?
0: अर्काको जुठो कसलाई मनपर्छ, केटासँग कोठामा एक्लै बसिसक्यो केटीलाई कसले आफ्नो बनाउँछ भन त।
1: एउटा कुरा सोध्छु है दिदी,
0: के
1: तपाईँलाई त्यस दिन कुसुम र मेरो बिच केही भएको छैन भन्ने थाहा हुँदा हुँदै पनि किन मलाई झुट बोल्न लगाउनु भयो?
0: सानो सोले बोल न, मैले भने त तिमीलाई पछि भन्छु भनेर।
1: ए जहिले पछि भन्छु भनेर टार्नुहुन्छ, अहिले नै भन्नु न के।
0: कसैलाई नभन है त।
1: हस्
0: तिमीले कसैलाई भनेको थाहा पाएँ भने नि म तिमीसँग कहिले बोल्दिन नि फेरि।
1: कसम कसैलाई भन्दिनँ के।
0: हेर मैले यो सब कुसुम र तिमीलाई मिलाउनका लागि गरे हो, नितिनी आमा पनि आफ्नै जातको बुहारी भित्राउँछु भन्नुहुन्छ, कुसुमको परिवार पनि त्यस्तै छ, चुपो लागेर बस्यो भने तिमीहरूको बिहा हुन्छ जस्तो लागेको छ तिमीलाई?
1: अह त्यो त लाग्दैन दिदी।
0: हेर हरिश, मैले एकदम सोचेर नै होलीको दिनमा तिमी र कुसुमलाई बोलाएर आफू घर पछाडि लुकेर बस्या हो, तर यो कुरा तिमी र म बिच मात्रै रहोस् नि, कुसुमलाई पनि थाहा नदिनु है।
2: अरे आयुष, तिमीलाई कति खोजे यहाँ क्यान्टिनमा आएर बस्या रहेछ।
3: ए खुसबु हेर न कस्तो भोक लाग्यो त्यही भएर।
2: ए अनि खाजा खाना बस्दा पनि पुरा मोबाइलमा गेम खेल्ने।
3: नास्ता नआइन्जेल यसो टाइम पास गरे नि, बरु बस न।
2: हुन्छ, अनि अहिले क्लास छैन र तिम्रो?
3: छैन, श्याम सरको हो, आज आउनु भएको छैन रे।
2: ए ए ए श्याम सरले हिजै हामीलाई पनि भोलि आउँदैन भन्दै हुनुहुन्थ्यो।
3: ए हामीलाई त के भन्नु भएन त फेरि, अनि तिम्रो पनि खाली पिरियड हो र अहिले?
2: ए होइन होइन, हाम्रो त काइदे सरको पिरियड हो, सर कक्षामा आउनु भएको थियो, फेरि चिफ सरले बोलाउनु भएर अफिसमा जानुभएको छ।
3: भनेपछि आज पनि सरहरूको मिटिङ रहेछ क्या? हो
2: मिटिङ है त होइन होला, अरू केही काम परेर बोलाउनु भयो होला चिफ सरले।
3: ए अनि केही कामले खोजेको थियो कि मलाई खुसबु?
2: अँ, तिमीलाई दिपु गुरुले भेट्नु भयो कि भएन भनेर।
3: मलाई त भेट्नु भएको छैन त, किन त्यस्तो भेट्ने कुरा थियो र?
2: तिमीलाई एउटा कुराको नोटिस आउनु पर्ने हो, सायद गुरुले फोन गर्नुहुन्छ होला एकछिनमा।
3: के कुराको नोटिस हो र? तिमीलाई थाहा छ भने भन न, नोटिस भनेपछि त कस्तो खुल्दुली खुल्दुली हुन्छ मलाई त।
2: गुरुले भन्नुभएको हामीलाई फेरि अर्को अवसर आइरहेको छ रे।
3: के अवसर?
2: त्यो अलि पहिला हुने भनेको हाम्रो सेलेक्सन गेम थियो नि प्रदेशवाला,
3: बजेट भएन यस्तै के भनेर क्यान्सल भएको थियो होइन?
2: अँ हो, त्यही गेम सुरु हुने भयो, भोलिदेखि प्र्याक्टिस गर्ने रे। दिपु गुरुले अघि फोन गरेर तिमीले केटी खेलाडीलाई थाहा दिनु, केटाहरूलाई खबर गर्न म आयुषलाई भन्छु भन्दै हुनुहुन्थ्यो।
3: अनि भोलिदेखि नै सुरु हुने रे?
2: भोलि 7 बजे उपस्थित हुनु भन्दै हुनुहुन्थ्यो, अब केटा साथीहरूलाई खबर गर्दै गरे हुन्छ।
3: भोलि त
2: के भयो, मुख बिगार्यौ त? केही प्लान गरेको थियो कि के?
3: अँ त्यस्तै त्यस्तै, भोलिलाई टाइम मिलाउन अलिक गाह्रो पर्ला जस्तो छ।
2: हो र,
3: अँ उता पनि टाइम दिइसके।
2: कसलाई टाइम दिइसके हो र?
3: साथीलाई, भोलि बाहिर घुम्न जाने प्लान छ त्यही भएर।
2: घुम्न जान त पछिलाई पोस्टपोन गर्न नि मिल्ला नि।
3: बल्ल बल्ल टाइम मिलेछ उसको, कसरी सार्नु, कस्तो गाह्रो पो भयो त।
2: यस्तो इम्पोर्टेन्ट गेम छोडेर घुम्न जान्छौ? अलिक ख्याल गर न, यो त क्यारियरको सवाल छ।
3: त्यो त हो, तर यता पनि वचनको सवाल छ के, हुन्छ भनिसके। त्यही भएर साथीहरूलाई चाहिँ खबर गरिदिउला म।
2: उसो भए तिमी गेम खेल्न आउँदैनौ?
3: खेल्ने नआउने भन्दा पनि भोलि र पर्सि चाहिँ मिलाउन गाह्रो होला, बरु निको पर्सिबाट जोइन गर्दा हुन्न।
2: अब यो त दिपु गुरुसँगै कुरा गर, गेम चाँडै हुँदैछ, प्र्याक्टिसको लागि समय नै छैन भन्दै हुनुहुन्थ्यो।
3: हो र, मैले कुरा गरेँ भने गाली गर्ला, तिमीले मिलाएर कुरा गरिदिउ न खुसबु है।
2: कस्तो कुरा गर्छौ कि तिमी आयुष, अब गेम छोडेर घुम्न जान दिनु न गुरु भनेर मैले कसरी भन्ने भन त। तिमी यस्तो बुझेको खेलाडीले यस्तो कुरा गर्न कतिको सुहाउला ल भन त।
3: यता पनि हुन्न भन्न नमिलेर हो कि खुसबु?
2: को साथीसँग जान लागेको हो र हुन्न भने नमिल्ने?
3: यतै बजारतिरको हुन्।
2: बजारतिरको को हो र? बजारतिरको उतातिर त म अलिअलि चिन्छु।
3: डिम्पल हो, उसैसँग जाने हो।
2: ए, केटीसँग घुम्न जान लागे रहेछ र पो भन्न गाह्रो भएको।
3: तिमी जसरी बुझ।
2: भनेपछि तिम्रो लाइफमा करियर भन्दा केटीहरूसँग घुम्न जाने कुरा नै ठुलो भयो भनेर बुझ्दा भयो होइन?
4: रोपेको न फल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
5: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार, साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ? यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबु आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात चैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ? प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ?
6: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपे गुनाफल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपे गुनाफलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 22।
2: बाबा बाबा थाहा छ ल हजुर दिदी चोरी कहाँ कहाँ घुमेर आएको रे नि।
3: ए हो
2: चिप्ले टिपिङ के खेलेको रे
3: खेले के भयो त
4: पिपल छ तिमीलाई दिने माया मेरो
2: बाबा बाबा मनि त्यस्तै खेल्ने नि
3: त्यस्तो खेलाउन बाबु लडिन्छ
2: नै खेल्ने के
3: खेलाउन भनिरहेछ त फेरि
2: त्यसो भए घुम्न लैजानु
3: ए कति कराको उनीहरू घुम्न गयो भन्दैमा तलाई जानै पर्छ र चुप लागेर बस
2: बाबा बाबा कार्टुन
3: पर्दैन मैले हेरिरहेको देख्दैनस्
2: नै
3: फेरि अटेरे भयो त अहिले फेरि
2: मम्मी
3: अझ मम्मी गर्छस् माया गर झन् तपाईँको मुख हेर्न खोज्दैछ चुप लागै भइरहेछु
2: बाबाले मलाई टिभी हेर्न पनि दिनु भएन
3: अरे कुरा लाउनु त
5: यस्तो बच्चाले के कुटिरहने
3: के गरौँ त भने केही मान्ने होइन कहीँ नभएको अटेरी
5: आफू चाहिँ के कम छौ र छोरालाई मात्रै भन्छौ
3: तिमी पनि आएर फेरि धेरै किचकिन नहर है मलाई
5: मैले बोल्यो कि कसुस हुन थालेछ नि आजकल यस्तो बेहोरा देखाउँछ अनि बच्चा पनि कहाँ नजिक पर्थ्यो त ल चुप लाग तिमी पनि
3: घरमा आएर त म एकछिन पनि आनन्दले बस्न नपाउने भएन अब
5: त्यही त म त बसिरहेको छु नि आनन्दले नरो ल भयो भयो यो स्कुलको ड्रेस खोल के को नाइ फेरि यो ड्रेसै लाएर सुत्ने विचार छ क्या हो
2: जाडो हुन्छ के
5: अर्को न्यानो कपडा लगाइदिन्छु नि भोलि लाएर स्कुल जानु परेन हेर त यस्तो मैला भइसक्यो खोल त छोरा ज्ञानी छ नि मेरो बाबु खोलो खोलो
2: मम्मी मम्मी मलाई चक्लेट दिनु है त
5: ल ल म भोलि ल्याइदिउँला है ल खोल त स्कुलबाट आएपछि ब्याउनेहरूले फेरिदिएको भए नि हुन्थ्यो नि सबै मैले ब्याउनु परेछ ल यो लगाऊ
3: होइन रमा म चाहिँ सुती सुती खाए जस्तो कुरा पो गर्छौ त एकछिन के टिभी हेर्न लागेको तिमीले देखि चन्न
5: नहेर भनेको छैन कसै
2: मम्मी भोक लाग्यो
5: भोक लाग्यो जाऊ हजुर मलाई भन यसो शान्तिनो काम गर्दै त मलाई नि सजिलो हुन्थ्यो होला नि हाम्रो नि फलामको जिउ होइन क्यारे सबैतिर मैले भ्याउनु पर्ने
3: होइन के भयो कि रमा तिमीलाई पहिले त यस्तो कुरा कहिले गर्दैनथ्यौ त कि डक्टरको कुराले उचालिए के हो के भयो किन बोल्दैनौ त
5: के बोल्ने हो र म बोल्यो कि तिमी आमा छोरालाई रिस उठिहाल्छ
3: फेरि आमाको कुरा चाहिँ कहाँबाट आयो नि तिमी आजकल अलिक बढी नै बोल्न थालेछौ है रमा
5: मैले बोला देखाएको छु नि आफूले गरेको कसले देखोस्
3: होइन के चाहिँ गरेको छु मैले त्यस्तो
5: घरमा के भएको छ कसो भएको छ सकेर गरेको छु कि नसकेर गरेको छु कि केही मतलब छैन
3: के गर्नु तिमी नै भन त कि काम गर्ने मान्छे ल्याएर राख्नु पर्यो अब त्यो हैसियत हामीसँग छैन
5: काम गरिराख्नु पर्यो नि भनेको छैन नि कमसेकम त्यो बच्चालाई पढाइदिए त हुन्थ्यो नि उहाँ स्कुलबाट कम्प्लेन आइरहेछ यहाँ आफूलाई
3: कस्तो कम्प्लेन
5: कस्तो हुनु नि होमवर्क पनि गरिरहेको छैन रे भनेको पनि मान्दैन रे अरूलाई पनि पिट्छ रे घरमा तपाईँहरूले ध्यान दिनु पर्यो नत्र स्कुलमा राख्न सक्दैन भन्दै थियो
6: जहिले भोलि भोलि भनेर हुँदैन अध्यक्षज्यू
7: हे तेरी नरिसाउनु न सौगात भाइ
8: तपाईँ त आफ्नै खल्तीबाट पैसा हाल्ने जस्तै गर्नुहुन्छ त अध्यक्षज्यू
7: तपाईँ पनि नरिसाउनु न नेत्र भाइ सकेसम्म दुईवटा ट्याङ्की बनाउन पाए तल्लो गाउँकालाई पनि सजिलो हुन्थ्यो काम गर्न अलिकति समय त लागिहाल्छ नि
8: अरू कुरा मलाई थाहा छैन अध्यक्षज्यू हाम्रो गाउँमा चाहिँ जति सक्दो छिटो काम सुरु हुनु पर्यो
6: अध्यक्षज्यू तपाईँ पनि यही ठाउँको तपाईँलाई हामीले पानीको समस्या छ भनेर भनिरहनु पर्छ र पानीको समस्याले काम गर्न गाह्रो भइसक्यो थाहा छ त तपाईँलाई
7: बिल्कुलै हो सौगात भाइ मैले होइन भनेको छु र
8: मुखले मात्र हो हो भनेर हुन्छ त काम गरेर देखाउनु पर्यो नि
6: हाम्रो युवा समूहले निवेदन लेखेर दिएको चार महिना भइसक्यो अझै काम थालेको छैन यस्तो तालले त यो वर्ष पनि बन्दैन पानी ट्याङ्की
7: सुन्नुहोस् तपाईँहरू ओडा भेलामा पनि हाम्रो यसबारे कुरा भएको थियो खाने पानीका लागि छुट्याएको बजेटले दुईवटा ट्याङ्की बनाउन पुग्दैन अब एउटा मात्र ट्याङ्की बन्ने भएपछि सबै ओडावासीलाई सजिलो हुने गरेर सोच्नु पर्यो नि होइन त सौगात भाइ
6: तपाईँको कुरा ठिकै हो तर तल्लो गाउँमा भन्दा हाम्रो गाउँमा पानीको धेरै दुःख छ साना गाउँमा त साना साना कुवाहरू थुप्रै छन् अहिले एउटालाई मात्र पुग्ने बजेट छ भने यहाँ काम सुरु गरौँ त्यहाँ बिस्तारै बनाउन
7: उनीहरूले पनि त त्यसै भन्लान् यता पहिला गरे उताका रिसाउने उता गरे यताका रिसाउने अब सबैलाई मिलाएर राख्नै पर्ने,
8: मिलाएर राख्नु पर्यो भनेर एउटालाई मात्रै मारमा पार्ने काम त गर्नु भएन नि अध्यक्षज्यू।
7: नरिसाउनु न नेत्र भए, हेर्ने नै हो भने हाम्रो ओडाभरि चार ठाउँमा ट्याङ्की चाहिएछ, आवश्यकता धेरै छ, बजेट कम छ, काम गरौँ भन्दा पनि काम गर्नै पाएको छैन।
6: बजेट कम छ, सबै ठाउँका लागि एकैपटक काम गर्न सकिँदैन भने जहाँ धेरै आवश्यकता छ त्यहाँ काम थालौँ, काम गरौँ नै भनेर लाग्यो भने गर्न नपाइने हुन्छ र
8: अध्यक्षज्यू।
7: त्यसो भए यसो गरौँ सौगात भाइ, सबै ओडाको प्रतिनिधित्व गर्ने गरेर तपाईँहरू एउटा समिति बनाउनु र अहिलेलाई ट्याङ्की कहाँ बनाउने भनेर समितिबाटै निर्णय गरी लिखित रूपमा ओडामा बुझाउनुहोस्, हामी त्यही अनुसार काम थाल्छौँ।
8: हो, अहिले चाहिँ ठिक कुरा गर्नुभयो दाजुले।
6: हुन्छ नि त, जति सक्दो चाँडो हामी समिति गठन गर्छौँ, त्यसो भएपछि हामीलाई छलफल गर्न पनि सजिलो हुन्छ।
7: हेलो हजुर, हजुर राजेन्द्रजी, म निस्किहालेँ। हुन्छ हुन्छ, सुन्नुहोस् न मेरो एउटा मिटिङ छ, अहिले म निस्किन्छु, तपाईँहरू त्यसै गर्नुहोस् न त है।
6: हस् अध्यक्ष, नमस्कार।
7: ल नमस्कार।
6: बुढा कामभन्दा कुरा धेरै गर्छन्
8: हो भने, यो पानीले त धुरुकै पारिसक्यो, अब आमा

0: त्यत्रो पैसा बाख्रामा हालेर के होला खै, भनेर जति मूल्यमा बेच्न पाए त हो होला, कहाँ लगेर बेच्नु, बजारमै छैन कसले किन्नु?
1: व्यापार भनेकै त्यस्तै त हो नि नेत्र दाई, कति विदेश गएका फर्केर बाख्रा पालेर महिनाको लाखौँ कमाएका छन्, गर्छु नै भनेर लाग्यो भने कसो नहोला?
0: लौ लौ, मैले भने मान्छौ भने त त्यत्रो पैसा नडुबाऊ है।
1: अब पहिला बैङ्कको पैसा त आओस्, काम सुरु गरौँ अनि पो
0: काम बढाउँछु भन्छौ। अब काम बढाएपछि काम सघाउने मान्छे पनि त बढाउने होला नि होइन?
1: बिस्तारै त्यसका बारे पनि सोचौला नि भाइ।
0: तिमी पठाउन चाहिँ हतार गर्ने, ल्याउन चाहिँ नखोज्ने, यस्तो पाराले चाहिँ भएन है सौगात।
1: के भन्नुभयो नेत्र दाई, मैले बुझिनँ त तपाईँको कुरो।
0: कुसुमको कुरा गरे कि, कुरो कहाँ पुग्यो?
1: कुरा के भन्नु नै थाहा छैन, कहाँ पुग्यो कि पुगेन कसरी भन्नु? मैले कुसुमको के कुरा जान्न खोज्नु भएको दाई तपाईँले?
2: पकौडा त मिठो है।
3: आयुष, तिमीले साइन्सको नोट बनाइसक्यो त?
2: छैन, अब बनाउनु पर्ला, तिमीले बनायो र?
3: आफू चाहिँ यहाँ तिम्रो नोट पढौँला र एक्जामको तयारी गरौँला भनेर बसिरहेको थिएँ। हुन त कहाँ कहाँ घुम्दै फुर्सद छैन होला, नोट त के बनाउनु भ्याउँथ्यो र?
2: कहाँ घुम्न जानु र, यहाँ पैसा खडेर रात बेलामा?
3: हिजो त फेसबुकमा पुरै खतरा खतरा फोटो आइरहेको थियो त।
2: ए, त्यो त यहीँ विलासनगर पार्कको फोटो हो।
3: हाम्रो यो विलासनगरमा त्यस्तो ठाउँ नै छैन, त्यस्तै गफ दिने। कसम त यहीँको पार्क हो, नडाँडी भन त।
2: प्रमिस हो, तिमीलाई किन झुट बोल्नु र? खुर्सानी टोकेछ, पानी ल्याउ त।
3: ल्याउ ल्याउ, ध्यान अन्त्य भएपछि खोर्सानी मात्र होइन के खान्छौ खान्छौ। ल यो अचाना लगाएको पकौडी खाऊ त, यसले ठिक हुन्छ। इल्यु,
2: पकौडी भएको खुर्सानी खाइरहेको छु, झन् पकौडी दिन्छ यार।
3: बढी नै पिरो भयो र? यो चकलेट खाऊ त।
2: त्यति सबै होइन, अलिकति देऊ न।
3: इल्यु,
2: ओए टोकेर दिएको
3: खाऊ न खुरुक, भाँचेर दियो भनेको हात फोहोर रहेछ त्यही भएर।
2: खैदेऊ, म त पिरो सहनै सक्दैन क्या, कस्तो भयो भने।
3: खुब एक्लै एक्लै घुम्न गएको ठिक्क भयो तिमीलाई त, यहीँनिरको पार्क जाँदा पनि थाहै नदी जाने, हामीलाई नै भनेको भए के थाहा, हामी पनि जान्थ्यौँ कि।
2: अब तिमी थ्री स्टार ग्रुपमा हेर्दैमा फुर्सद छैन अनि?
3: के हो त्यो थ्री स्टार भने फेरि?
2: हाम्रो कलेजको थ्री स्टार को छ भन त।
3: मलाई के थाहा को थ्री स्टार को फोर स्टार भनेर, तिमी आफै भन न थाहा भएको मान्छेले।
2: तिमी खुसबु अनि बिनिता, हाम्रो कलेजका थ्री स्टार, कहिल्यै नछुट्ने।
3: ए त्यस्तो भयो, जे पायो दे।
2: मेसेन्जरमा पनि थ्री स्टार भनेर ग्रुप बनाए रहेछ त, हामीलाई थाहा हुँदैन।
3: आमा यो आइस त कस्तो घुसघुसे रहेछ, कसले भने तिमीलाई भन त? त्यही बिनिताले भन्यो होला।
2: बिनिता मसँग बोल्दा त बोल्दैन, झन् यस्ता कुरा त के गर्नु र?
3: के रे के रे फेरि भन त, अस्ति त त्यहाँ टिटी बोर्ड पछाडि खुब मस्की मस्की कुरा गरिरहेको थियौ त, अहिले चाहिँ बहाना बनाएको हेर नि त्यहाँ।
2: ल कहिले मस्क्यो म?
3: अब जहिले भए पनि मैले देखाएको थिएँ क्यारे, गफ नहान अहिले चाहिँ, केटी भेटेपछि त खुबै मस्किनुपर्छ है तिमीलाई पनि।
2: खै म त कसैसँग मस्के जस्तो त लाग्दैन।
3: अँ कहाँ लाग्थ्यो त, त्यो मस्किने बेला म नजिक भएको भए मैले जानेको थिएँ तिमीलाई।
2: के गर्थ्यो र?
3: के गर्थ्यो भन्ने त त्यति बेला थाहा हुन्थ्यो भइगयो। बोर तिमीले फेसबुकमा राखेको फोटो मलाई कस्तो मन परेको थियो, अरू पनि फोटो खिचाउ होला नि, खै देखाउ त।
2: कुन फोटो? पार्कको।
3: अँ हेरौँ न एकपटक त के चेन्ज भएको रहेछ।
2: खै त यहाँ यस्तो स्ट्याचु बनाए, अनि यता फेरि यो वाटर फाउन्टेन, अनि यता हेर त यो परीको मूर्ति।
3: आहा कस्तो राम्रो बस्ने ठाउँ पनि रहेछ है।
2: यो कपाल बेन्च हो के, गर्लफ्रेन्ड र बोयफ्रेन्ड बसेर मिठा मिठा कुरा गर्ने, आफ्नो त छैन, एक्लै टुसुको बस्यो, फोटो खिच्यो आयो, बिचरा म।
3: अनि लग्या भए भइहाल्थ्यो नि, यसो बजारतिर थिएनन् खुब एक्लै एक्लै जान्छ अनि।
2: साँच्चै तिमीलाई भनेको भए जान्थ्यौ त तिमी?
3: के गर्थ्यो त त्यति बेलै थाहा हुन्थ्यो, आफूले हेर न थाहै नदिए त्यति राम्रो फोटो खिचेर आएछौ, डिस्टर्ब गर्थ्यौ भनेर होला नि।
2: मलाई के को डिस्टर्ब नि?
3: त्यही पनि कस्तो कस्तो म्यासेज हो यो? हेलो कालु, मुनुलाई किन बिर्सेको?

0: के आउँछ हेर बेलानुको बेला
1: खै खै देखाउँदै हेरौँ फेरि आयो फेरि के लेख्यो देखाउन म हेर्छु के
0: तिरिगा के होइन यो मिस्टेकले आयो होला
1: त्यही त के रहेछ देऊ त म पनि हेर्छु एकचोटि यो को चाहिँ रहेछ पटक पटक यसरी झुकिरहने
0: कस्तो के मलाई पनि त थाहा छैन हेर न
1: खुरुको मोबाइल देऊ त यहाँ
0: किन चाहियो क्या तिमीलाई
1: देऊ भनेपछि देऊ न यो मुनु शर्मा भने को हो भन त यो केटीसँग तिम्रो के सम्बन्ध छ
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो बड्डाचौरमा कसको विवाह गरिदिने कुरा चलिरहेको छ यसको सही उत्तर हो कुसुमको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट मन्दिर चौधरी बैतडीबाट शर्मिला विष्ट रोल्पाबाट ललिता मगर र सोलुखुम्बुबाट एम कुमार घिसिङ विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ प्रश्न फेरि एक पटक गर्भावस्थामा कम्तीमा कति पटक स्वास्थ्य जाँच गराउनु पर्दछ
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: कोभिड-19 विरुद्ध खोप लगाइसकेपछि कुनै साइड इफेक्ट हुन सक्छ?
1: कोभिड-19 को खोप लगाइसकेपछि अरु खोप लगाए जस्तै सुई लगाएको ठाउँमा हल्का सुनिने वा सामान्य दुखाई हुन सक्छ।
0: खोप लगाइसकेपछि हल्का ज्वरो आउने, टाउको दुख्ने वा सामान्य थकाइको महसुस हुन सक्छ।
1: खोप लगाएको 24 घण्टा पछि वा केही दिनसम्म पनि सुई लगाएको ठाउँ रातो भयो, पोल्यो वा अत्यन्त दुख्यो भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।
2: युनेस्को, विश्व स्वास्थ्य संगठन र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी सन्देश।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल अङ्क तिन।
1: ओइ कुसुम, म्याथको होमवर्क अझै सकिनस् भने? उहाँ बिचरा हरि स्कुलको पछाडि चौरमा कुरेर बसिरहेछ।
2: पर्खिन दिएन त, अब अलिकति बाँकी छ कि।
1: टिफिन टाइम सकिन लागिसके, छिटो गर्न।
2: छिटो छिटो सकिहाल्छु। होमवर्क बुझाएन भने त डाँगीसले के गर्छ थाहा छँदैछ नि तँलाई।
1: घरमा गर्नुपर्ने होमवर्क स्कुलमा आएर गर्छ अनि
2: आइपुग गर्नु। आफैले आएको भए मैले तेरो सार्नु पर्थ्यो। ल, मैले एकछिन डिस्टर्ब नगर, सकिहाल्छु है म।
1: ओइ कुसुम, हेर्छौ त, हरिश त हाम्रै क्लासतिर पो आउँदैछ त।
2: ला, किन आएको होला?
1: ए, हाई हरिश।
3: हेलो गौरी।
2: म आउने लागेको थिएँ त।
3: 15 मिनट भयो मैले कुरेको।
2: म्याथको होमवर्क गरिरहेको छु, हेर न, घरमा गर्नु नै भ्याइन।
1: कुसुम, म आइहालेँ, एकछिन बाहिर जान्छु। फेरि त्यहाँ ढिलो गर्ने होइन नि, घन्टी लाग्ने बेला भइसक्यो।
3: अब कति बाँकी छ?
2: हरिश, कहाँ बसेको? बाहिर जाउ न, कहिले कसैले देख्यो भने।
3: देखेर के भयो, गफै त गरे हो।
2: नाइ नाइ नाइ, जाऊ, स्कुल छुट्टी भएपछि भेटौला कि, जाऊ न प्लिज।
3: त्यसो नभन न कुसुम, आफूलाई तिमीसँग कति धेरै कुरा गरौँ जस्तो भइरहेछ।
2: पछि गरौँ के, अहिले बाहिर जाउ न प्लिज प्लिज।
3: कुसुम, तिमीलाई के भएको छ? अस्ति पनि आउँछु भनेर आएनौ, 2 घन्टा कुरे म, कति फोन गरे फोन पनि उठाएनौ, के भएको छ तिमीलाई?
2: त्यस्तो केही होइन हरिश, त्यो दिन बुवालाई जचाउन लगेको थिएँ मैले।
3: खै के थाहा, बुबालाई जचाउन लग्या हो कि?
2: कस्तो नपत्याएको के, बुवा बिरामी हुनुहुन्छ भनेको थिएँ त मैले।
3: के भयो तिम्रो बुवालाई?
2: ल हेर न, थाहा नपाएको जस्तो गर्छ। अस्ति न दम बढेर खेतमै ढल्नु भयो भने आएन मैले।
3: ए, हिजो मैले यति लामो म्यासेज गरेको थिएँ, किन रिप्लाई नगरेको? म्यासेज हेर्दा पनि नहेरिदिने?
2: भगवान्, घरको काममा बिजी भयो के, बुझ न।
3: खै के थाहा, साँचो भन्या हो कि बहाना बनाएको?
2: बहाना बनाएको मैले, भयो अब।
3: कुसुम, ओए, नबोल्ने केटी।
2: जाऊ, नबोलो मसँग, यत्तिकै रिसाउने, समस्या नबुझ्ने मान्छे।
3: सरी के?
2: छोड, नचोलाउ है, बोल्नु पर्दैन मसँग।
3: सरी भने त, अब के कान समातेर उठबस गरौँ?
2: गर।
3: साँच्ची?
2: कसले ख्याल ख्याल भन्यो छ र? एक, दुई, तिन, चार, पाँच। भयो भयो, पर्दैन अब, अहिले अरूले देख्छ न नि।
3: म्याडम गरिस मर्यो?
2: अह, छैन, मेरो अनुहार त्यस्तो देखिन्छ?
3: अह, छैन। कुसुम, लाग्यो तिमीलाई
2: के हो यो?
3: हेर न, अस्ति माथकोट दादा किनेको।
2: आहा, कस्तो राम्रो टी सर्ट, रङ पनि कस्तो राम्रो, मिठो रातो।
3: तिमीलाई मन पर्यो?
2: राम्रो छ। कसलाई ल्याइदिएको यो तिमीले भन त?
3: बुद्धु, तिमीलाई ल्याइदिएको नि।
2: के, मलाई रे?
3: अनि त?
2: तर हरिश, म यो लिन्न।
3: लिन्न किन नि, मैले दिएको गिफ्ट पनि नलिने?
2: मैले लिन्न भनेको सुनेनौ र?
3: हे, अब ल्याङ नगर न यार, आफूले फिल्म नै नहेरी 3 घन्टा लाएर छाने गिफ्ट, खुसी हुन्छ भन्ने ठाने त झन् भाउ पो खोज्छ।
2: भाउ खोजेको होइन क्या हरिश, तर यो गिफ्ट म लिन सक्दिनँ।
3: कुसुम, मेरो गिफ्ट तिमी किन लिन सक्दैनौ? कि तिमीलाई गिफ्ट दिने अरू नै कोही मान्छे छ?
4: होइन, त्यसले टिभीमा हेर्न खोज्छ चाहिँ के हो भन् त मलाई? कति कुचुर कुचुर च्यानल चेन्ज गरेको, एउटा च्यानल लगा न खुरुक्क। पक्ने एकछिन, खोज्दैछु त। हे, कहिले मलाई लगाउँछ? ल, यो ठिक छ के लगाएको? यो बाँदर मात्रै आउँछन्। अनि जोग्राफी च्यानलमा बाँदर नयाँदालाई राजेशमा लगाउँछन् त, फिल्म लगाऊ त्यसो भए।
5: छ्या, फिल्म पनि कति हेर्नु के, यो खुट्टा फ्र्याक्चर भएदेखि त्यही त एउटा काम भएको छ मेरो, खायो बेडमा पल्ट्यो फिल्म हेऱ्यो।
4: त्यसो भए म्युजिक नै ठिक छ। ओके, पक, ल, यो ठिक छ,
5: यो यही हुन्छ। ल, काँक्रो खान, अहिले फेरि भुसिमा आउँछ, खाइहाल्छु नि।
4: हजुर, रोजिन, त्यो दिनको लागि सरी है।
5: फेरि त्यही कुरा नगर न, तैँले जाने जाने लगेर स्कुटी ठोकेको हो र?
4: त्यो होइन के,
5: अनि
4: त्यो साइकलवाला फुच्चेले गर्दा हो कि खासमा, कहाँबाट बिचमा आयो थाहा नै भएन।
5: धन्न स्कुटी चाहिँ त्यो बच्चा माथि गएन भन्न, नत्र के हुन्थ्यो हुन्थ्यो भन् त।
4: जे होस्, त्यो दिन आयुष र विवेकले चाहिँ हेल्प मजाले गरेको होइन,
5: त्यही उनीहरूले देखेछन् र भयो छोड्दे, त्यो घटना सम्झिनै मन छैन के। अन्त हिजो आउँछु भनेर किन नआएकि?
4: आउने भनेको भ्याउँदै भएन कि मैले।
5: झन् आमाले तँलाई पनि खाना बनाउनु भएको रहेछ, पछि खै त आइन त भनेर सोधेको सोधै हुनुहुन्थ्यो।
4: हो र, त्यसो भए त गाली गर्नुहुन्छ होला है मलाई आज आमाले। अनि साँच्ची आमा कहिले फर्किने हो र गाउँमा?
5: अझै अलिक दिन बस्नुहुन्छ होला। आमा जानलाई त पहिला मेरो खुट्टा पनि पुरै निको हुनु पर्यो नि।
4: पहिला यो खुट्टाले निकै सताछ है, उता कलेज नै छुटिरहेछ, तेरो गेम नै छुटिरहेछ।
5: के हो,
4: बल त सिरानीमै छ त, च्यापेर सुत्ने गरिरहेछस् क्या हो?
5: साह्रै मिस गरिरहेछ छ यसले गेम।
6: रोजिना, रोजिना
5: भित्रै आऊ न।
6: ओहो, खुसु आइरहेछ त, कति बेला आएको?
5: भर्खर आएको म पनि। के हो, तन्न छ त झोला?
6: के हुनु, रोजनालाई नोट ल्याइदिएको, कलेज छुटेको यत्रो दिन भइसक्यो त्यही भएर। रोजना, यो राख त।
5: अनि कहाँ ओछ्यानमा दिएको त कि तिमी पनि? ऊ त टेबलमाथि राख्दौ न। अनि नोटको लागि थ्याङ्क यू है आयुष।
6: इट्स ओके।
5: अरू केही ल्याएको छ र आयुष?
6: रोजना, ए ल्याऊ।
5: वाह, चटपटे नाइस, थ्याङ्क यू आयुष।
4: के हो आयुष, बिरामीले खानेकुरा त खतरा ल्यायो त।
6: खान मन लागेको होला कि भनेर आउँदा बाटोमा देखे।
4: हो र, म किन नजाएको यसरी? हेर त न, रातो पिरो बनाएको छ यसले।
6: छैन
5: हे, यो खुसबु पनि ठिकै छ त। आफूलाई झन्या कस्तो खान मन लागिरहेको थियो, आफ्नो मनको कुरा बुझेर ल्याइदिएछ झन्। नेक्स्ट टाइम आउँदा पनि मलाई चटपटी नै ल्याइदियो है आयुष।
6: हुन्छ, एकैछिन है।
5: कस्तो लड्यो, बेसरी त ठोकेन नि?
6: छैन छैन,
4: ध्यान कता हो आयुष, कोठाभित्रै लडेको।
6: बल रहेछ त अनि देख्दै देखिन।
4: हो र भने त्यत्रो बल नै देख्दैन है, म त कहिले केही त्यस्तै हुन्छ।
5: यो खुसबु पनि बिचरा कति दुख्या होला, उचै जिस्काउँछ उल्टै।
4: होइन, तिमीहरू दुईको एकअर्कालाई केयरिङ त खतरा देख्दैछु, कति चक्कर सक्कर त चलाइसकेन नि तिमीहरू बिच।

0: आमा के गरिराख्नु भएको?
1: मसला बनाएको हो।
0: म पनि कुट्छु नि।
1: यत्रो फलाम उचाल्न सक्नु नि पर्यो नि।
0: सक्छु के?
1: हेर न हेर, फेरि जिद्दी गरेको। अहिले आँखा खुर्सानी पर्छ के भनेदेखि पर जा के।
0: आमा आमा हेर्नु त कहाँ गयो?
1: यो कौवाले नि हैराने पारे। जा जा, आफू फेरि थचक्क बसेपछि उठ्न पनि सक्दिन। जान बाबु, धपा त जा जा।
0: आमा हेर्नु त जा भनेको मान्दै मान्दैन।
1: यसलाई त कति दुःख दिन सक्या हो नि, आँखा झिमिक्क पार्नु हुँदैन।
0: गयो आमा। आमा आमा, त्यो काकको घर कहाँ हो?
1: किन चाहियो जहाँ भयो नि, होला नि जङ्गल। के भनेदेखि नि
0: आमा,
1: फेरि के भयो? यता नआइदो भने
0: आमा बेलुन फुकाइदिनु न।
1: अरे, अहिले बेलुन फुलाम कि काम पो गरौँ? एकैछिन चुपो लगाएर बस्न सक्दैन यो त।
0: नाइ नाइ, फुकाइदिने भर्छ।
1: हे तेरिका, जा त जा, पहिले त्यो डब्बा लिएर आइज त। के गर्छ जे भने त्यो नमानी सुखै छैन आजकल त बच्चा। कस्तो जिद्दी हरे
0: आमा आमा, यी डब्बा लिनु त, यो रातो चाहिँ फुलाइदिनु। कति ठुलो भयो अब दिनु मलाई।
1: पख न पख, या गाठो पारौ के। ला ला,
0: फुट्यो।
1: के गरौ त, अब फुटे त
0: अर्को फुलाइदिनु।
1: अरे जा, तेरै आमालाई भन।
0: ना, तपाईँले नि फुलाइदिनु, मलाई जसरी पनि चाहिन्छ।
1: सिमकली दिदी, दिदी हो हिमा बहिनी, माथि छततिर छु म, यतै आउनु न। ए ल ल, सन्देश तल कोठामा गएर खेल्दै गर ल, अहिले म खाजा ल्याइदिन्छु नि।
0: हुन्छ, खाजा अनि बेलुन दुइटै ल्याइदिनु।
1: ए
2: हजुर, आमा नाति मात्रै घरमा?
1: हिमा बहिनी,
2: निमकली दिदीलाई पनि दुखै छ, बच्चा हेर्नु कि काम गर्नु कि, होइन त्यो उत्सव पनि कस्तो हो? छोरो नै हेर्दै पनि तपाईँलाई सजिलै हुन्थ्यो।
1: के हेर्छ त्यसले, उसको नजिकै पर्दैन त्यो सन्देश। ए के भनेदेखि नि, आमा चाहिँलाई वास्तै छैन, यसो उसो गरौ मै बुढीलाई दुःख।
2: तपाईँ मान्छे चाहिँ सक्ने नै हो है, भ्याइ नभ्याइ हुँदा पनि अचार बनाएर बेच्नु नै भएको छ, पैसा नि राम्रै कमाउनु भएको छ।
1: अलिअलि हुन्छ भन्नु पर्यो। परार साल छोरी रेनुलाई सुनाटप लगाइदिए, पोहोर चाहिँ मलाई ढुङ्ग्री किने, यसपालि घाँटीमा चाहिँ सिक्री झुन्ड्याउने रहेछ
2: है। तपाईँकै दिन छन् त, बुहारी पनि कमाउने
1: भो। हेमा बहिनी, त्यसका कुरा नगर, त्यसले कमाए नि मलाई के, नकमाए नि मलाई के।
2: किन, यसो घर खर्च सघाउँदिनन् र?
1: पर्या छैन, अहिले त बुहारीको कमाई खाएर बस्नु पर्ने भएको छैन है।
2: हो हुन त,
1: अय्या।
2: अनि रमाले पैसा चाहिँ के गरिदिरहेछन् त दिदी?
1: खै, मलाई त तिनका कमाईको वास्ता नि छैन। छोराको कमाई भए पो, नाथे बुहारीको कमाईको के तासो लिनु।
2: ठिकै हो निमकली दिदी,
1: अरू केही होइन हिमा बहिनी, कली क्या कली। अब बुहारी मान्छे भएपछि त घर व्यवहार सम्हालेर बस्नु पर्दैन भने।
2: पढेको मान्छेको पुरै अर्को के दिदी,
1: जति पढे नि केही नाप्दैन। त्यसरी हिँड्न त छोरा भएर जन्मिनु पर्थ्यो, छोरी बुहारी भनेको त घर गरी खाने हो।
2: त्यो त हो दिदी,
1: फेरि उसलाई केही भन्नै नहुने, थुतुनो चोसो पार्छ, भकुन्डो चाहिँ मुख फुलाउँछ भने।
2: अनि उत्सवले केही भन्दैन?
1: के भन्नु, मेरो कुरा सुन्ने भए पो, आफ्नो त छोरा नै उस्तै छ, के चाहिँ गर्नु र खाइ।
2: तपाईँ मान्नुहुन्छ भने दिदी, यो समस्याबाट छुटकारा पाउन मसँग कैताको एउटा उपाय छ।
1: उपाय? कस्तो उपाय?
3: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला, साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। यो हप्ताको लागि प्रश्न रहेको छ, धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ? प्रश्न पुनः एकपटक। धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ, नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013456767 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हस्त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 65।
2: नै साथीहरू, अब मेरो मम्मी र बाबाको डान्स पनि हेर्नु है। साइनी आन्टीले पनि कमेन्ट गर्नुभएको छ, मेरो दिदी भिना चाहिँ कस्तो राम्रो नाचेको रे। थ्याङ्क यू आन्टी।
3: म त थाके, उहिले उहिले नाची नाचीहरूलाई थकाइन्थ्यो, असिल नसकिने रहेछ।
2: हजुरको झन् कति धेरै कमेन्ट आएको राम्रो नाचेको भनेर। मोहन काकाले आन्टीको नाच देखेर बिहे गरे जस्तो छ रे। आन्टी कस्तो राम्रो नाचेको रे।
3: तेरो मम्मी त राम्रै त नाच्छ नि, ल हेर त पुनुक पुनुक फन्केको।
4: ल भयो, मेरो त खुट्टै दुख्यो।
3: कस्तो राम्रो नाचे बेला, फेरि किन त।
2: ल साथीहरू, मेरो मम्मीलाई थगाइ लाग्यो रे होइन। अब खुसबु नाच्नु पर्यो, क्रिकेट खेलाडीको डान्स पनि हेर्नु पर्यो भन्नुभएको रहेछ। म त पहिले नाचेर बसेको साथीहरू, अब फेरि फेरि नाचौँला नि ल। थ्याङ्क यू फ्रेन्ड्स, बाई।
4: अनि सक्यो त तेरो लाइभ?
2: अब तपाईँहरूको नाच सकेपछि के देखाउनु र? खाना खाएको देखाउनु भएन, त्यही भएर अफ भइदिएको।
4: यो फेसबुक लाइभ त माझकोटकाले नि हेरे होला नि।
2: हेरे नि, माझकोट मात्र होइन पुरै देश विदेश सबैतिरकाले हेर्न मिल्छ।
3: तेरो मम्मीलाई फेरि माझकोटकाले देखेर भन्ने ठुलो चिन्ता छ।
4: हो नि त, जे भए नि पहिल्यैबाट साथीसँग घुलमेल गरेको ठाउँ पो त। यो बर्थडे भन्ने सुरुमा त त्यही माझकोटबाटै त मनाइदिएका नि, तपाईँलाई त के थाहा थियो र?
3: ल ल भो, म त केही थाहा नपाउने परिहाल्यो नि।
4: हो नि त, आज पनि सबै खुसबीले सम्झेर गरे त हो नि, मलाई थाहा छैन र।
3: अब के गर्छौ त, मेरो बिर्सने बानी छ, मैले बिर्से पनि छोरीले सम्झे भइगयो नि त।
2: ल मैले खाना राखिसके है, किचनमै आउने कि त्यति ल्याइदिउँ?
3: यति ल्याउ नि त छोरी।
2: हस् हस् बुवा।
3: आज नाच्दा नाच्दा थाकेर होला, मलाई त भोक पनि बेसरी लागिरहेछ।
2: यी बुवा लिनुहोस् खाना, मम्मीलाई नि ल्याइहाले है।
4: खासै भोक लागेको त छैन,
2: लिनु। अनि तरकारीमा नुन ठिक छ बाबा?
3: एकदम ठिक छ, नराटी भन्ने हो भने तेरो मम्मीले भन्छ तैँले बनाएर खाना मिठो लाग्छ मलाई।
4: भो भो, बाउ छोरी मिलेर एक्लै नपारे हुन्छ। भोलिदेखि छोरी ट्युसन गइहाल्छ, त्यसपछि मैले पकाएको त खाने होला नि, अहिले छोरीलाई नफुर्काए हुन्छ।
3: मैले फुर्काउनै पर्दैन मेरो छोरीलाई। बाई र छोरीको कति तालमेल गर्छन् आजकल तिमीलाई कथा?
2: कसले के भन्थ्यो र बाबा?
3: त्यही तिम्रो गेमको कुरा गर्छन्। तिम्रो खेल सिकाउने सरसँग भेट्दा थियो आज पसलमा, खुसबुको क्रिकेट खेल निकै राम्रो छ, परिवारको राम्रो सहयोग रहेछ, उनी त हाम्रो कलेजको गहना हुनु पो भन्दै थियो त।
4: हो नि त, केमा कमजोर हाम्रो छोरी।
3: छोरी एउटा कुरा नडाटे भन त।
2: के कुरा बाबा?
3: तिमीलाई पहिला क्रिकेट नखेला भन्दा निकै पिर लाग्थ्यो होइन? पहिला मैले जे भने नि अब चाहिँ भन्दिनँ, मजाले खेल, खेला अझ राम्रो बनाउनलाई कहाँ गएर सिक्नुपर्छ त्यो पनि सिक, बुझ्यौ?
2: हस् हस्।
4: फेरि खेलमा प्रगति गर्नु भनेर बा आमाले दिएको छुटलाई दुरुपयोग चाहिँ नगर्नु है छोरी।
5: माझी बुढाबुढी एकअर्काले निस्वार्थ प्रेम गर्छन्, तर त्यस्ता निस्वार्थीका छोराछोरी स्वार्थी भइदिए।
6: को को भन्दा पनि नबोल्ने को हो? ए रमा, तिमी पो? अनि आज त कामबाट सबैले फर्किछौ त, सबै ठिक त छ नि?
7: ठिकै छ, काममा मनै लागेन, 10-5 जागिर भए पो, यो चर्को घाममा कति गाउँ गाउँ डुल्नु।
6: ए काममा पो मन नलागेको, म त नानीलाई केही भएर दौडिँदै आयो कि ठानिरहेको नि।
7: ए त्यस्तो त केही होइन दाई, बरु तपाईँले चाहिँ के गर्नु भएको? बच्चाले जस्तो कागज च्यातेर भुइँ बहरि फाल्नु भएको छ त।
6: कथा लेख्न बसेको, आऊ न बस।
7: हजुर।
6: अनि काममा मन चाहिँ किन लागेन त?
7: काम थालेको कति भइसक्यो, 4 भन्दा बढी बिमित बनाउनै सकिएन, दिनभरि अफिस पसल बजार घर सबैतिर पुगेर हात जोड्नुपर्छ, यति हुँदा पनि मान्छेलाई बुझाउनै गाह्रो।
6: ए मेरै जस्तो रहेछ, अब किताब लेख्न थालेको यत्तिका समय भइसक्यो, अहिलेसम्म पुरा गर्न सकेको छैन।
7: अरूसँग आफ्नो दुःख साटौँ भने पनि रमिता मान्नेहरू मात्रै छन् जस्तो लाग्छ, दाई एकजना हो जोसँग ढुक्कले आफ्नो मनको कुरा भन्न सक्छु।
6: ठिकै छ त, म अन्त पनि बुझ्दै गरौँला, आतिनु हुँदैन कि?
7: दाईले ढाडस दिनुहुँदा ओझै लाग्छ, मनमा शान्ति मिले जस्तो पनि हुन्छ, फेरि आफ्नो काम हेर्छु आतुरी लागेर आउँछ।
5: हेर रमा, जसले एउटा लक्ष्य लिएर सपना देख्छ नि त्यो व्यक्ति सफल पनि हुन्छ। सफलताको लागि काममा लगाव, मेहनत, योग्यता, क्षमता पनि आवश्यक पर्छ।
7: म काममा मेहनतै गर्ने मान्छे हुँदै तर एकातिर घरमा सासु श्रीमानको ताल, अर्कोतिर आफ्नो कामको बेहाल,
5: के भयो घरमा? मैले त ठिकै देख्छु त।
7: बाहिरबाट हेर्दा त ठिकै होला, तर अचेल उत्सव र आमाले चकचके भो भनेर सन्देशलाई धेरै नै कुट्छन् दाई।
5: लौ हो र?
7: हो नि, कहिले थुन्ने कहिले रगत ताम्य हुने गरी कुट्ने। अस्ति पनि म नहुँदा भर्याङको खाबोमा बाँधेछन्, बाँधेको नाम्लो छुटेर भर्याङबाटै लडेछन्।
5: लौ के भएको त आमा छोरा? अनि चोट सोट?
7: धन्न ठुलो चोट लागेन दाई, अलिअलि दर्फरिएछ मात्रै। के भन्यो भने आमा छोरा दुवै रिसाउँछन् मात्रै। कहिले सुख पाएला खोइ।
5: हेर रमा, जिन्दगी भनेको सुख दुःखको खेल त हो नि। भन्छन् नि सुख त छेँडभरको पाहुना हो, दुःख नै जान भएर रहन्छ भनेर। तर कोसिस चाहिँ गरिराख्नुपर्छ, हार्नु हुँदैन नि।
7: हतपत हार खाने मान्छे त कहाँ हो र दाई म पनि, तैपनि कहिलेकाहीँ मन अत्ता हुन्छ।
5: तिमीले सुख दुःखको कुरा गर्दा मैले लेखेको माझीको कथाको एउटा अंश याद आयो, सुन्छौ?
7: सुनाउनुहोस् न।
5: च्याद्दै फाल्दै गरेको यही कथा लेख्दा नमिलेको जस्तो लागेको कुरा हो कि, ल सुन है त। दिनभरि काम खोज्दा यताउता भौतारिरहेको बुढो माझी चिन्ता समेत थपिँदा झन गलेका थिए। उनी केही नलिए बुढो स्यालझै घर पुगे। बुढो रित्ते हात फर्किएको देखेर बुढीको आशा पनि मर्यो। तैपनि एकजनाको लागि पकाएको भात हेर्दै उनले भनिन्, मैले छिमेकीकोमा खाएर आएकी थिएँ, तिमी खाऊ यो भात। बुढो माझीले जिन्दगी बेहोरिसकेकी बुढीको अनुहार देखेरै बुझिसकेका थिए उसले केही खाएकी छैन भनेर। माझीले पनि झुट बोले, होइन होइन, मलाई बरु साउको घरमा सामान लगिदिँदा खाना पाकेको रहेछ, खुवाएर पठाए, तिमी खाऊ यो भात। एकले अर्कालाई झुट बोलिसकेपछि फेरि भात खाने कुरा पनि आएन। पाकेको भात अगेनाकै दिलमा राखेर दुवैजना सुते। जिन्दगीमा सुख र दुःख आफैभित्र हुन्छ। सुख खोज्दा दुःख झेल्ने वा दुःख गरेर सुख खोज्ने, यी माझी दम्पतिले जिन्दगीको यो यात्रासम्म आइपुग्दा भेउ पाएका छैनन्।
7: कति चोटिला कुरा, कति मिठो कथा। साँच्चै म त जागिर घरको खोनचक्करले गर्दा दुःखै दुःखको भुमरीमा पिल्छिरहेको रहेछु दाई।
5: रमा, तिमीलाई मिल्ने खाले जागिर म जसरी पनि खोज्छु, तर यो कुरा चाहिँ ललितालाई नभन्नु है। उसै त आजकल नाना थरी शङ्का गरेर न्यू मात्रै खोज्न थालेकी छ।
8: अरे त्यस्तो राम्रो गीत बजिरहेको थियो, एकछिन त्यो रेडियोको कान नबटारे हुन्न।
9: यो उमेरा आएर पनि के का माया प्रीतिका गीत सुन्न पर्यो यसलाई? भजन सुन्ने उमेरा केटाकेटीले सुन्ने जस्तो गीत सुन्न पाएन भनेर कराउँछे।
10: चेतराज दाई पनि मुख्य कुरो माया प्रीतिले उमेर हेर्छ र भन्या।
8: त्यही त,
9: अब माया प्रीतिले हेरेन भन्दैमा आफूले पनि नहेर्न भयो र भन्या। नमस्कार।
8: नमस्कार है डाङ्गी सर।
10: नमस्कार नमस्कार। आज ढेडो खाने योजना छ कि क्या हो भाउजू? मक्कै पिँदै हुनुहुन्छ त?
8: त्यही विचार गरे सर।
9: सर बस्नुहोस्।
10: चेतराज दाई, आजकल तल पसलतिर जानुहुन्न कि के हो? हिजो पनि आउनुहुन्छ कि भनेर अवेसम्म बसे, बिहान पनि यसो हेरेको हुनुहुन्थ्यो।
9: एक दुई दिन भयो अलि सन्चो नभएको जस्तो भएको छ, कतै निस्किनै मन छैन।
10: मुख्य कुरो के भयो?
9: खै त्यत्तिकै टाउको मात्र दुखिरहन्छ।
10: जचाउन जानु भएको छैन?
9: छैन।
8: जचाउन जानु त भने हो नि, माने पो।
9: दुई चार दिन हेरौँ, ठिक भएन भने जानु पर्ला। किन र सर, केही काम थियो कि?
10: तपाईँहरूलाई एउटा कुरो भनौँ कि भनेर आएको।
8: के कुरा होला सर?
10: कुसुमको बारेमा कुरा गरौँ भनेर हो।
9: ए
10: कुसुम त्यस्तो राम्रो पढ्ने भइसकेका थिए, तर आजभोलि पढाइमा पहिला जस्तो ध्यान दिन नसके झैँ मान्दा छु है मैले।
9: हो र सर, घरमा त त्यसले पढेकै जस्तो लाग्छ।
8: अब पढ्छु भनेर कोठा थुनेर बस्छ सर, पढ्या हो कि होइन के जान्नु?
10: मैले पनि अस्ति उसँग कुरा गरेका थिएँ, केही पनि भएन। न उसलाई केही समस्या पो परेको छ कि, एकपटक कुरा गर्नुहोस् है भाउजू।
8: होइन, त्यसलाई के अप्ठ्यारो पर्यो होला र?
10: त्यही पनि एकपटक के भयो बुझ्नुहोस् न।
8: हुन्छ, बुझौँला।
10: अनि अर्को कुरा चाहिँ, यो हरिश कुसुमलाई भेट्न स्कुल आइरहँदो रहेछ। अस्ति पनि स्कुलमा छुट्टी भएपछि दुईजना स्कुल पछाडिको चौरमा गफ गरेर बसिया देखाएको थिए।
7: होइन होला सर।
10: हो अब मैले धेरै चोटि देखाएको छु। त्यही कारणले पो हो कि कुसुमको पढाइमा ध्यान कम जान थालेको।
9: सबै कुरा बिग्रेकै त्यसैले गर्दा त होला नि सर।
7: जति सम्झाए पनि लागेन यो केटीलाई।
10: हेर्नुहोस् भाउजू, कुसुमको उमेरै यस्तो, अब उनीहरूलाई के कुरा सही के कुरा गलत भन्ने कुरा नै छुट्याउन गाह्रो हुन्छ, र हामीले कतिपय कुरा सही कुरा भन्दा भन्दै पनि उनीहरूलाई गलत लाग्न सक्छ। त्यसैले भाउजू, कुसुमलाई सम्झाउनु गाली गर्नु भन्दा पनि उसको मनमा के रहेछ बुझ्न पाए सजिलो हुन्छ।
7: खै के हो के हो।
10: हेर्नुहोस्, कुसुम चाहिँ स्कुलले धेरै आशा राखेको छात्रा हो। मैले पनि उसमा धेरै सम्भावना देखेको छु, त्यही भएर पनि तपाईँहरूसँग कुरा गर्न आएको। अहिले चाहिँ मलाई अलिक हतार छ, म चाहिँ अहिले लाग्छु।
9: चिया पिएर जान पाए नि हुन्थ्यो सर।
10: होइन होइन, नखाऊ। अब मुख्य कुरो मेरो 5 बजेदेखि ट्युसन छ, अहिले चाहिँ म लागे है।
7: अरे यो केटीलाई जति भने पनि लागेन, यो गाउँबाट पठाइदिइहालौँ भने है। दाइले पनि केटो खोज्नै सक्या होइन।
9: तेरो दाइले काम अनुसारको कुरा गर्ने भए त भइहाल्थ्यो नि।
7: जति खोजे पनि भने जस्तो केटा पाउनै गाह्रो भयो भन्नुहुन्छ। नै त्यस्तै गरेकी छ त त्यसले, के राम्रो केटा पाउनु।
9: हेर प्रेम कुमारी, अब गतिलो केटा खोज्नपट्टि लाग्यो भने कुसुमले पनि मिराको ताल नगर्ली भन्न सकिन्न। बरु जस्तो पाइन्छ त्यस्तैसँग कुसुमको बिहा गरेर पठाइदिइहालौँ।
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधेको प्रश्न थियो, तपाईँले नाटकमा सुन्नु भएको कुनै पात्र तपाईँको परिवार साथीभाइ वा छिमेकीसँग मिल्दोजुल्दो छ भने को जस्तो छ। यसमा तपाईँहरूले सौगात, निमकली, कुसुम, जगत, हरीश, विवेक, आयुष, खुशबू आदि नाम भनेर पठाउनु भएको छ। उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत हुम्लाबाट सौगात जैसी, कैलालीबाट पार्वती चौधरी, तेह्रथुमबाट अस्मिता दाहाल र ललितपुरबाट प्रसुन बन्जारा विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने 4 जनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ। प्रश्न फेरि एकपटक, तपाईँ नाटकमा कुन पात्रको व्यवहार परिवर्तन होस् भन्ने चाहनुहुन्छ।
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 96।
2: गुरुदेवी काकी, पाँच गाँसले दिनमा पनि सगुन ल्याउँदा गाउने गीत गाउने हो त? अर्कै गीत गाउनु न।
3: अब आफूलाई जे आउँछ त्यो गाउने होइन र?
2: तपाईँलाई अरू गीत पनि आउँछ नि काकी।
3: कति न मैले गीत गाएको सुने जस्तो गर्छु है यो रिता त।
2: किन सुनेको छैन? फोहोर प्रकाशको बिहेमा तपाईँ र तल्लो गाउँको जनार्दन काकाको जुवारी पर्यो होइन?
3: आमै, अझै बिर्सेकी रहेनथे यसले।
2: कहाँ बिर्सिन्छु त, कस्तो रमाइलो भएको थियो। ल, आज पनि एउटा गजबको गीत गाउनु त काकी, बरु म नाच्छु। तारा दिदी, तपाईँ पनि आउनु न।
4: के भन्या, छोरीको बिहेमा पनि नाच्छन् त? पख न पख, दुई चार वर्ष छोराको बिहेमा त म त छमछमै नाच्छुला नि।
2: तपाईँलाई जन्ती सँगसँगै नाच्नु भने हो र, आज त नाच्नु भइहाल्छ नि। ल, उठ्नु उठ्नु।
4: ए, चिउरा पोखिन्छ के भनेको, पख न।
2: यो चिउरा चिउरा एकछिनमा केलाए पनि हुन्छ के? ल, गुरुदेवी काकी, मजाको गीत गाउनु न।
4: नकराइनी त, जा खुरु खुरु पात गाँस न।
2: पात त गाँसिहालिन्छ नि।
3: यस्तै पाराले गाँसलिस पात, कहिले के भनेछ कहिले के, बिहानदेखि चारवटा टपरा त गाँस्न सकेको छैन।
2: ए काकी, काम त जहिले गरिरहेको त हो नि, कहिले कहिले त रमाइलो पनि गर्नुपर्छ क्या, होइन त उत्तम दाइ?
5: हो हो, त्यो त हो नि रिता बहिनीलाई, घरको कामले कहिले फुर्सद हुँदैन। आज बल्ल बल्ल फुर्सद निकाल्दा दिनमा पनि रमाइलो नगरेर भयो त।
3: ओहो, आज त उत्तमले पनि काम छिटो सघाउनुहोस् भनेर भनेन त।
2: हाम्रो उत्तम दाई सम्झी हुने भएर दङ्ग पर्नु भएको छ क्या काकी, होइन त दाई?
5: अनि दङ्ग पर्नु पर्यो नि त।
6: भोलि पर्सि पछुताउनु पर्छ।
4: कहाँबाट टप्क्यो यो फेरि,
6: सबैजना यही हुनु त रहेछ त।
4: अनि त आज बिहेको पात गाँसी सक्नु परेन।
6: तपाईँले मैले कञ्चनको बिहे यति छिटै नगरिदिनु भनेर कतिचोटि भने दाई, सुन्या नसुन्या जस्तो गर्नुहुन्छ।
4: कति कराएको हो यो सौगात, काम लाग्ने कुरा भए पो सुन्नु, चाहिँदो नचाहिँदो कुरा गरेपछि कसले सुन्छ?
6: हेर्नु तारा भाउजू, तपाईँले अहिले मेरो कुरा काम नलाग्ने लागेको छ, सानो उमेरमा बिहा गरेर पठाउँदा भोलि आफ्नै छोरीले दुःख पायो भने के गर्नुहुन्छ?
3: यो सौगात, ल खुरुको आफ्नो काम गरेर बस, आफ्नै बहिनीलाई त बिगारिस बिगारिस, अब अर्काकी छोरीलाई पनि बिगार्न आएको त?
6: के कुरा गर्नुभयो ठुली आमा, मैले त झन् कञ्चनको राम्रो सोचेर अहिले नै बिहे नगरिदिनु भने।
5: मेरी छोरीको राम्रो नराम्रो म आफै विचार गर्छु सौगात, यसमा तिम्रो टाउको दुखाइराख्नु पर्दैन।
6: हेर्नु उत्तम दाई, कञ्चन अहिले सानै छ, यो उमेर त उसको पढ्ने उमेर हो, आफ्नै छोरीको पढाइ छुटाएर अर्काको जिम्मा लगाएर पठाउँदा तपाईँको पनि मान्छ?
4: तपाईँले त हामीले कञ्चनलाई बेचेरै पठाउन लागे जस्तो पो गर्नुभयो त। हेर्नुहोस् सौगात बाबु, कुसुम तपाईँकी बहिनी हो, आफ्नो बहिनीलाई जेसुकै गर्नुहोस्, हामीलाई मतलबको कुरो भएन, तर हाम्रो छोरीलाई के गर्ने नगर्ने भनेर सिकाउन चाहिँ नआउनुहोस्।
2: अर्काकी छोरीलाई बिहा गरेर पठाइदिउन् कि सधैँ आफूसँग राखुन्, अरूलाई के मतलब?
6: हेर्नुहोस्, मैले तपाईँहरूलाई कञ्चनको बिहे कहिले पनि नगरिदिनुहोस् भनेर भनेको होइन, जिम्मेवारी उठाउन सक्ने हुन्छ त कुर्न पऱ्यो नि। व्यवहार धन्न नसक्ने केटाकेटीलाई हामीले आफूभन्दा ठुलो बोझ बोक भनेर भन्न मिल्छ?
5: ए बा, अब त अति नै भयो, मेरी छोरी मेरो व्यवहार मान्छे सुकै गरौँ, तँलाई के?
6: त्यसो भनेर कहाँ हुन्छ, छोरी हो भन्दैमा ऊ माथि अन्याय गर्न पाउनुहुन्छ? हेर्नु उत्तम दाई, म कुनै पनि हालतमा कञ्चनको बिहे हुन दिन्न, बुझ्नुभयो?
7: अनि भाइको के काम थियो होला?
8: मलाई यही इलाकाबाट फोन गरेको थियो, त्यही भएर आएको।
7: ए, भाइको नाम के रे?
8: हजुर, रोहन हो।
7: रोहन के?
8: रोहन थापा हो सर, यही जनता कलेजमा पढ्छु।
7: ए, अँ, क्रिकेट खेलाडी होइन?
8: हजुर सर।
7: तिम्रो नाममा उजुरी परेको थियो, त्यही भएर बोलाएको।
8: के रे, उजुरी परेको छ रे, कस्तो उजुरी हो सर?
7: अब कस्तो कसले कसरी भन्ने एकछिनमा थाहा हुन्छ, एकछिन बस्दै गर।
8: अब कसले के भएर उजुरी गरेको छ भन्ने पनि थाहा पाउनु मिल्दैन सर, यो त थाहा पाउनु पर्यो नि।
7: थाहा हुन्छ अहिले, बस्दै गर।
9: सर नमस्ते।
7: नमस्ते।
8: के हो आयुष खुसबु, तिमीहरूलाई पनि उजुरी पर्यो क्या? तिमीहरू चाहिँ यहाँ किन?
9: खै, उजुरी पर्यो भन्ने कि के भन्ने?
10: आउनु पर्यो नि। अनि सर, डिएसपी साहब यतै हुनुहुन्छ कि हामी उतै जाने?
7: अहिले सर बिजी हुनुहुन्छ, हामी यता छलफल गर्दै गरौँ न।
9: हस्।
7: ल, ऊ भाइले नै उजुरी गरेको, क्रिकेट सिकाउने बेला विभिन्न बाहना पारेर जबरजस्ती गर्न खोजेको भनेर कुरा आएछ, के हो कुरो?
8: के रे, मैले आयुषलाई त मैले आफ्नै भाइ सम्झेर सिकाएको, तर
7: जे उजुरी परेछ त्यो साँचो हो कि होइन?
8: यो सब झुट हो सर, त्यस्तो केही गरेको छैन मैले।
9: ए, अहिले आएर सब झुट,
11: जहिले पनि मलाई धेरै सिक्नुपर्छ भन्दै अँध्यार नहुँदासम्म ग्राउन्डमा राख्ने, अनि अँध्यार हुन थालेपछि पछाडिबाट नराम्रो नराम्रो गर्नु खोजे होइन?
12: त्यो त अब सिकाउने बेलामा कहिले पछाडिबाट छुइयो होला, त्यो म मान्छु हात छुइयो होला, त्यस्तो कुरालाई पनि उजुरी गर्नुपर्छ त आयुष। त्यो त दाई यस्तो भयो भनेर भनेको भए भइहाल्थ्यो नि।
11: मैले नभने होइन नि, मैले यस्तो मन पर्दैन भनेर कति पटक भन्ने भन्नु त? यस्तो भन्दा तपाईँले के भन्नुभयो थाहा छ?
12: जे मुखमा आयो त्यही नबोल है। मैले के भने?
11: यस्तो कुरा बाहिर कसैलाई भनेपछि गेमबाटै निकालिदिन्छु भनेर धम्की दिएको होइन?
12: खै मैले त त्यस्तो कहिले भने जस्तो लाग्दैन।
11: ए बिर्सेको? अर्को कुरा, घुम्न जाऊ भनेर झरे डाँडामा लगेर के गर्नु लागेको थियो?
12: नभा नभएको कुरा नगर है आयुष, मैले तिमीलाई कहिले त्यस्तो केही गरेको छैन।
10: नभएको कुरा आयुषले होइन तिमीले गरिरहेछौ। तिमीलाई केटासँग सम्बन्ध राख्न मनपर्छ होला, त्यो तिम्रो समस्याको कुरा हो, तर आयुषलाई त तिम्रो व्यवहार मन परेन। आफूले गरेको काम कसैलाई मन पर्दैन भने त कसैले पनि त्यस्तो गर्नु भएन नि।
13: हो, खुसबु बहिनीले सही कुरा गर्नुभयो। कानुनले पनि त्यही भन्छ, यदि अरूलाई मन पर्दैन भने उसलाई मन नपर्ने कुनै पनि काम गर्नु या गराउनु अपराध हो।
12: मैले जानी जानी त केही गरेको छैन नि, कहिले काहीँ सिकाउने क्रममा यताउता छुइयो भनेर पुरै मुद्दा नै बनाइदिने। यो सब हेर्नु सर, मलाई फसाउने खेल भइरहेछ।
10: कसरी फसाउने खेल हुन्छ? आफै गल्ती गर्ने अनि आफै ठुला कुरा गर्ने? हेर्नु सर, आयुषले केही कुरा खोल्छ कि भनेर रोहनले आयुषलाई अस्ति अस्तिदेखि खोज्दै हिँडिरहेको थियो। त्यसैले सर, खुरुकको फाइल अगाडि बढाउनु, जहाँ जानुपर्छ हामी जान्छौँ, होइन आयुष?
11: हो, कुरा त्यही हो।
12: ए, बिना प्रमाण फाइल अगाडि बढाउनु पाइन्छ? के छ, के छ मैले त्यस्तो केही गरेको प्रमाण?
10: छ प्रमाण। रोहनले आयुषलाई मात्र होइन, अरू थुप्रै केटाहरूलाई यस्तो गराएको प्रमाण र साक्षी छन् मसँग। बोलाउनु पर्ने हो?
12: बोलाउन त, को आउँदो रहेछ यहाँ, को आएर के भन्ने रहेछ, म पनि हेर्छु।
14: बधाई छ है दाजु हजुर दुवैजनालाई, अझ सबैभन्दा बधाई त हाम्रै लजुलाई।
15: धन्यवाद अङ्कल।
14: टक्क लाएर अब भाइ बहिनीहरूलाई पनि आफू जस्तै सबै सामु ढक्कसँग बोल्ने खाले तगडा बनाउनु पर्छ है।
15: हस्, तर यिनीहरू दुवैजना म भन्दा कति धेरै बोल्छन्। कति
16: म त लजु दिदी भन्दा राम्रो बोल्छु। सन्देश दादा पनि बोल्नुहुन्छ है?
17: नै नै म बोल्दिन, कसैसँग पनि बोल्दिन।
18: ल के भयो फेरि, किन नबोल्ने?
17: मैले चियर्सी गर्न पाइनँ, म किन बोल्नु?
16: हामीले त गरिसक्यौँ है लजु दिदी।
14: ए टक्क लाएर चियर्स गर्न पाइनँ भनेर पो ठुस्केको भाउजू, त्यो गिलासमा अलिकति ताजा जोस हालिदिनु न।
18: चिसो छ, खोकी लाग्ला नि फेरि, थोरै हालिदिनु न दिदी। ल ल ल, भयो भयो, यति भए पुग्छ।
17: पुरै भरिदिनु, त्यतिले पुग्दैन
18: बाबु।
14: सन्देश, मामुले भनेको कुरा मान्नुपर्छ नि। मामुले तिमीलाई धेरै चिसो खायो भने खोकी लाग्छ भनेर पो सम्झाएको त, मान्नुपर्छ है।
17: हस्
14: ल ल, जाऊ उता गएर तिमीहरू खेल्दै खाँदै गर है।
16: सन्देश दादा,
14: अनि लजु तिमीलाई पहिले नै आफू वक्तृत्व कलामा जिल्ला टप नै हुन्छ चाहिँ लागेको थियो त?
16: टपै हुन्छु भनेर त सोचेको थिएन अङ्कल, तर बाबाले जिता भनेको हुँदै गर्छ। तिमीले कसैसँग नहिस्किँदै आफूले बुझेको कुरा मजाले भन्नु भनेर मोटिभेट गराइरहनु हुन्थ्यो।
14: कस्तो गजब।
18: केही थपाउँछ बाबु?
14: पढ्दैन भाउजू, थप्नु पर्यो भनिहाल्छ नि म।
18: ल ल, रमा केही थपौँ?
19: अहिले छ दिदी। साँच्चै दिदी, लजुले बोलेको कुरा त टिकटकमा भाइरल भएको छ भन्ने सुनेको थिएँ नि मैले।
18: अँ त नि रमा,
19: खै देखाउनुहोस् त दिदी,
18: पकाए त। ल यही हो, हेर त।
20: अल्बर्ट आइन्स्टाइन कक्षासम्म पढ्दै गर्दा एकपटक उनको बुवा आमालाई विद्यालयबाट पत्र आएछ, जसमा लेखिएको थियो, तिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग उसको स्तर नै मिल्दैन, त्यसैले भोलिदेखि विद्यालय नपठाउनु। पत्र पढेर आइन्स्टाइन कि आमाले उनलाई भन्नुभएछ, बाबु विद्यालयले भनेको तिम्रो पढाइको स्तर त अरू विद्यार्थी भन्दा निकै राम्रो छ अरे, तिम्रो विद्यालयले तिम्रो स्तरका विद्यार्थीहरूलाई अरूसँग राखेर पढाउनै सक्दैन रे, त्यही भएर तिमीले भोलिदेखि घरमै बसेर आफै पढ्नु है। आइन्स्टाइनले आफ्नै आमाको कुरा विश्वास गरे र घरमै बसेर अध्ययन गर्न थाले। तिनी आइन्स्टाइन पछि गएर भौतिक शास्त्रका महान वैज्ञानिक बनेर चिनिए। भन्न खोजेको कुरा के हो भने, हाम्रो अभिभावकले आफ्नो छोराछोरीको विशेष क्षमतालाई चिन्ने र हामीले पनि आफ्ना अभिभावकलाई सम्मान र विश्वास गर्ने हो भने जस्तो सुकै परिस्थितिमा पनि सफल हुन सक्छौ।
14: वाह, लजु त साँच्चीकै क्षमत मान्छिन् है
19: ती त कस्तो आत्मविश्वास कस्तो मिठो गरी बोलेको है
14: छोरा छोरी सबैका विशेष हुन्छन् हाम्रा कहाँ त्यस्ता हुन सक्छन् र दाई मरे नै हुन सक्दैन
0: किन हुँदैन कुनै बेलाको उत्सव र सन्देश अनि आजको उत्सव र सन्देशमा नै यति फरक आउन सक्छ भने
14: दाईले भन्न खोजेको
0: मैले भन्न खोजेको के भने अब कसैले केही भने कि झडङ्ग भइहाल्ने बिरालो गराउँदा समेत लात्ताले हानेर भुङ्रे खोला कटाइदिन्छु भन्ने मान्छे अब छोराले जिद्दी गरेको कुरा समेत पचाउन सक्ने हुनु त चाहन्छु नि कुरा हो र
14: त्यो त हो दाई सायद दाईहरूको सङ्गतै पनि होला कि
0: अब कसैले कसैलाई बिगार्ने सपार्ने सुधार्ने भन्दा पनि आफूले महसुस गर्ने हो कि उत्सव मैले पनि आफैले गरेका गल्तीहरूबाट सिकान हो तिमीले पनि त्यही त गरे हो नि होइन र
21: दाईले तपाईँसँग कतिको सेयर गरेका छन् बस्तीपुरका कुरा त्यो त थाहा छैन तर उबेला त ओहो
0: है भाउजू
21: अनि त उबेलाको जगतको व्यवहार हेर्ने हो र अहिलेको हेर्ने हो भने त आकाश जमिनकै फरक छ नि
14: अब तपाईँहरूको आनी बानी र मेहनतले त लजुले पनि दिनका दिन राम्रो राम्रो काम गर्दै गइरहेकी छिन् नि दाई
0: लजुको त आफ्नो परिश्रमले पनि हो अलि लगनशील पनि छिन् फेरि उनले त गर्छु भनेपछि गरेरै छाड्नु पर्छ कि
19: नत्र एक त मावि स्तरीय त्यसमा पनि जिल्लामा फर्स्ट हुनु भनेको चान्चुनी कुरा होइन नि दाई
14: टक्क लाएर भाउजू ब्याङ्कको म्यानेजर दाईमा लेखक सामाजिक अभियन्ता अनि घरको बुढो पनि
21: असल बुवा भन्नुपर्छ के उसो बाबु
14: हो छोरीहरू पनि उस्तै मायालु कति अनुशासित भाग्य हुनेले मात्र पाउँछ यस्ता छोराछोरी त
0: यस्तो हो कि उत्सव भाग्य भन्दा पनि परिवारप्रतिको आफ्नो लगाव माया प्रेम र जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने हो भने सबैको यस्तै हुन्छ अब हामी सबैले चाहेको पनि यस्तै त हो नि होइन र त्यो त हो दाइ
14: सायद मैले पनि सुरुदेखि नै तपाईँहरूले चाहिँ सन्देशलाई ध्यान दिएर माया दिएर हुर्काएको भए आज तपाईँहरूले गरे जस्तो सेलिब्रेसन मैले नै पो गरेको हुन्थे कि
21: ल तपाईँ त झन् दुखी हुन पो थाल्नुभयो त
14: चिन्ता छ नि भाउजू भित्रै गरेको चिन्ता हत्तपत्त त के जान्थ्यो र म आफू त राम्रो गरौँला तर मेरो छोराछोरीलाई पनि लजु ज्वेसीहरू जस्तै बनाउन सकौँला त
22: नमस्ते मेरो नाम सीता तामाङ हो म काबाट बोलेको हो मलाई यो रोपे गुना फल नाटक एकदम मनपर्छ म यो नाटक नियमित सुन्ने गर्छु यो नाटक किशोर किशोरी तथा अभिभावकका लागि सन्देशमूलक नाटक हो म यो नाटक आफू मात्र नभई आफ्नो परिवारका सबै सदस्यहरूको साथमा सुन्ने गर्छु यो नाटक अलिक छोटो भएको छ अलि लामो ल्याइदिनु भएमा अझ राम्रो हुन्थ्यो धन्यवाद
23: गत हप्ता सोधिएको प्रश्न थियो प्रदेश र संघीय तहको निर्वाचन कहिले हुँदैछ यसको सही उत्तर हो मङ्सिर 4 गते सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत रुकुमबाट तृप्ति मगर बैतडीबाट दिहांश महर प्युठानबाट बालिका सुनार र दैलेखबाट शमशेर सिंह विजेता बन्नुभएको छ प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ अब यो हप्ताको लागि प्रश्न रहेको छ बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन् प्रश्न पुनः एकपटक बड्डाचौरमा कञ्चनको विवाह कसले रोक्न खोजिरहेका छन् नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 11
2: यहाँको चिया चाहिँ जहाँ गए पनि सम्झिराख्ने हुन्छ है रोजिना।
3: तिमीलाई त जहाँ गए त्यहीँ राम्रो भइहाल्छ नि। अस्ति त्यहाँ कलेज छेउको चिया पसलमा पनि यहाँको चिया त कस्तो मिठो भन्दै थियो त।
2: छैन त अनि
3: ल भन त, यहाँ चिया पसलमा किन बोलाएको तिमीले?
2: ल चिया पसलमा किन बोलाउँछन्? चिया खान नि।
3: अन्त कहीँ नभए जस्तो, जहाँ अब चिया खान पनि यति टाढा हुनुपर्छ त?
2: होइन, तिमी पनि बजार आएको छु भन्यौ, त्यही भएर यतै नजिक पर्ला भनेर।
3: अनि तिम्रो
2: कस्तो भन त के भन्दै थियो?
3: अनि तिम्रो हालचाल के छ सुनाऊ भनेको। अनि क्रिकेट कस्तो चल्दैछ त?
2: राम्रै भइरहेछ, प्र्याक्टिस गइङ अन।
3: गुड गुड गुड। ए अनि बधाई छ है, खुसबुले पनि खुब तारिफ गर्दै थियो तिम्रो गेमको। अझ त क्या दामी दामी सर्ट हान थालेछ अरे त।
2: अब अर्को हप्ता एउटा म्याच हुँदैछ, हेर्न आऊ न।
3: हेर मिल्यो भने आउँला।
2: कस्तो मिल्यो भने नि?
3: अब त्यतिका समय कलेज छुटिसक्यो, एक्जाम पनि आउन थालिसक्यो, अनि पढ्नु परेन त।
2: त्यो त पर्यो। अनि अहिले त तिम्रो खुट्टा ठिक छ नि?
3: अहिले त ठिकै छ, कहिलेकाहीँ चाहिँ अलिअलि दुखिरहेको हुन्छ। यहाँ हेर न, अझै ब्यान्डेज लगाइरहेको छु।
2: तिमी कहिले फुल्ली ठिक हुन्छ होला है, कति गेमहरू खेल्न पाएनौ।
3: तर अझै केही समय खेल्दिनँ होला म त। कसको फोन हो? उठाउँदा भइहाल्छ त।
2: होइन, त्यो चाहिने फोन होइन।
3: के म भएपछि चाहिँ उठाउन नमिल्ने फोन हो?
2: ए त्यस्तो होइन,
3: के थाहा हुन पनि सक्छ नि। केटीहरूको फोन भए पनि उठाएर आनन्दसँग गफ गर्दा हुन्छ है, म त माइन्ड गर्दिनँ नि फेरि।
2: तिमीले भने जस्तो होइन क्या, यो विवेकको फोन हो।
3: अब बहाना बनाउनु पर्छ त विवेकको फोन भनेर।
2: हो के कसम।
3: अनि विवेकको फोन पनि उठाउनु किन यति गाह्रो छ तिमीलाई?
2: उठाएर पनि के गर्ने, तनाव मात्रै गर्छ
3: भनेको।
2: फोन उठाउनु पर्छ, सुरुमै आइज सुटिङ जाम भन्छ, आफूलाई झ्याउ लाग्छ। अनि
3: लो किन नि सुटिङमा चाहिँ विवेकले फिल्म खेल्न थाल्यो र?
2: कसले फिल्म खेलाउँछ र त्यसलाई फिल्म खेल्नलाई? फिल्म खेल्नलाई त चान्स पनि पाउनु पर्यो नि।
3: अनि किन त फेरि सुटिङमा चाहिँ जानुपर्ने?
2: त्यहाँ एउटी मोडलसँग चक्कर चलेछ अरे के, दोरी डान्सवालीसँग।
3: ए त्यस्तो भयो,
2: त्यही भएर मलाई दिक्क पारेछ भने।
3: अनि जाने नि त, आफूले पनि खोज्दा भइहाल्यो।
2: मैले त्यस्तो गरौँला जस्तो लाग्छ तिमीलाई?
3: के थाहा भित्रभित्र पुरै सेटिङ मिलाएको होला।
2: छैन यार त्यस्तो, कसम छैन, आफूलाई त त्यस्तो सेटिङ सेटिङ केही मिलाउन आउँदैन।
3: सङ्गत त त्यस्तैको छ।
2: त्यस्तो पनि छैन है विवेक दाई।
3: छ कि छैन त्यो त हामीलाई पनि मजाले थाहा छ। हुन त के सबै केटाहरू उस्तै त हुन् नि।
2: त्यो चाहिँ के भने नि फेरि?
3: केही होइन, केटाहरू को चाहिँ कम छन् र भनेको नि।
2: सबैलाई चाहिँ नभन है, म चाहिँ त्यस्तो छैन।
3: के थाहा
2: तिमीलाई मेरो विश्वास लाग्दैन?
3: खै अब लाग्छ भन्नु कि लाग्दैन भन्नु।
2: किन नि?
3: ल एउटा कुरा नराटी भन त आयुष।
2: के कुरा?
3: तिमीले कलेजमा साथीहरूसँग मेरो बारेमा केही कुरा गरेको थियो।
2: कस्तो कुरा?
3: त्यही रोजिना त मेरो गर्लफ्रेन्ड हो भन्दै हिँडेको छ अरे त।
2: ल कसले भनेको? मैले त्यस्तो केही पनि भनेको छैन है रोजिना।
3: खै अब मलाई मेरो साथीहरूले सुनाए, मैले त्यही भएर तिमीलाई सोधेको।
2: उनीहरूले आफैले कुरा बनाएर भने होला अनि
3: नभनेको भए त ठिकै छ, नत्र चाहिँ।
2: ल मैले भनेको भए के गर्थ्यो?
3: म तिमीसँग जिन्दगी पनि बोल्दिन थिएँ।
2: रोजिना यो कुरा छ नि, यो हल्ला मात्रै नभएर मैले तिमीलाई साँच्चीकै मन पराएको रहेछु भने चाहिँ।
4: कठैदैन कर्णले घुमाउरो पर्यो नोरी बगाउँदैन।
5: यति काम गर्दा ज्यान थाकेर फत्रक्कै बुढेसकालले छोए जस्तो छन् होइन?
6: तिमी म भन्दा दुई चार वर्षले त जेठी छौ नि दिदी, के को बुढेसकालले सुन्छ अहिले नै?
5: पचास कटेसी नि तरुनी छु भन्यो होली, गालामा यता गर्ने साथ उता गर्ने साथ ठाउँमा चाउरी देखिन्छ।
6: गाला चौरी परेर केही हुन्न दिदी, मना पर्नु भएन, कुरो त्यति हो,
5: देखेछु बेला बेला मना पलाएको कुरा पनि।
6: के भन्छौ?
5: बुढा बाहिरबाट आउने बित्तिकै ए मेरी नैन तिमी बिना जिन्दगी केही छैन भनेर मसेको नदेखे हौ र?
6: सबै कुरो चियो गर्थ्यौ कि क्या हो दिदी?
5: आँगन जोडेको घर भएपछि के को चियो गर्नुपर्छ र? देखिहालिन्छ नि थर्लङ्ग।
6: या दिदी पनि यसपालि गोलभेडा राम्रो फल्या रहेछ है दिदी?
5: अँ राम्रै छ, हेर न पाक्न थालेछन्। यसपालि त काउली पनि लाउँ कि भनेको, कस्तो हुने हो?
7: के गर्नु, काम एउटै नगर्ने, जहिले पनि यस्तै गरेछ यस्तै गरेछ।
6: ओहो पुरै रातो पिरो भएर आउनु भएको छ नि निम्कली दिदी, झगडै गरेर आउनु भयो कि के हो?
7: गर्न पर्ने ठाउँमा त गर्न नि पर्यो नि, अब चुप्प लागेर हुन्छ?
5: के भएर निम्कली दिदी,
7: के हुनु नि? बजेट जति खर्लप्पै दुई नम्बर वडामा खने आएछन्।
5: हाम्रो वडामा बोल्ने खोजी खबर गर्ने कोही छैन, आफ्नो दुःख छँदैछ।
7: आमा समूहको भवन बनाउने बजेटका बारेमा त्यत्रा कुरा गरे होइनौ हामीले? बजेट नै पो छुट्याएको रहेनछ त। तिनीहरूका राजनीति मैले नबुझे।

0: टोलै थर्किन्थ्यो। अहिलेका मान्छेले गर्नै छोडे।
1: सधैँ उस्तै त कहाँ हुन्छ र दिदी, अब बुढेसकाल पनि लाग्यो, अब पैसा जस्तो जोस कहाँ आउँछ र सधैँ।
0: कोही भन्दा कम छैन अहिले पनि, परिआए जे नि गर्न सक्छु भन्ने छ के।
2: त्यो त गर्नुहुन्छ, देखिरहेकै कुरो हो नि।
1: त्यही त, एक्लैले त्यत्रो घर व्यवहार धानेर पनि अचार बनाएर बेच्न भ्याउनु भएको छ। छोरा बुहारले केही सघाउने होइन दिदीलाई?
2: ए साँची दिदी, त्यस्तो गर्दा पनि तपाईँको बुहारी रमाले जागिर छोडिन है?
0: छोडिन, छोरो नै उस्तै भएपछि के लाग्छ र।
2: उत्सवले त आफ्नो आमाको दुःख देख्नु पर्ने हो के।
0: देख्यो दुःख, उसकी बुढी भएपछि मलाई गन्छ।
1: ए साँची, अनि उत्सव फेरि बाहिर जान लाग्या हो र? गाउँमा त त्यस्तै हल्ला छ त।
0: ए मान्छेलाई जे भन्दै नि भएको छ।
2: अस्ति मैले उत्सवलाई भेट्दा नि निम्म परेको देखेको थिएँ। केही खटपट भाव र घरमा, नत्र त्यस्तो फुर्तिलो मान्छे।
0: सब त्यही हाकिमीले गर्दा हो। बुहारी गतिलो नभएपछि छोरोले दुःख पाउँछ भनेर भन्थे हो रहेछ।
2: कसै कसैको ग्रह नै त्यस्तै हुन्छ क्या दिदी।
1: ग्रह भन्दा पनि यसो कुरा सुन्दा त मलाई उत्सवलाई टुना मुना पो लाएको हो कि जस्तो लाग्यो है दिदी।
0: जो जोले जे जे लगाएको भए पनि अब यो निम्कली चुप लागेर बस्दिन। तिमीहरू हेर्दै जाऊ।

0: पर्ने होला.
1: के गो अल्लामा कुसुम, किन उता फर्केको?
2: कपाल अड्के रे सर.
1: कपाल अड्किएको हो कि अर्काको सार लायो? गौरी, आफ्नो गाबी सबै लेख. ओए रामगजी, अगाडि
3: पानी छ कि भनेर हेर सर.
1: हप्ता भरले पुग्ने पानी आजै खान्छ कि क्या? कञ्चन, त्यो पानीको जग्गा त ल्याउ ल्याउ. ल पानी
2: सर, थपका पिदिनु न.
1: ए गौरी, ओ है ल.
4: ओइ गौरी, के भो? क्वेसन नम्बर तिनको एन्सर देखान.
2: पक्न एकछिन, म अहिले सकेर देखाउँछु कि.
4: अहिले नै देखानु सर, पछाडि कहाँ बेला.
2: हे पक्न, लेख्दै छु कि कस्तो. अहिले बिर्सिन्छ फेरि मैले पनि.
4: कति नम्बरको लेख्या?
2: छ नम्बर.
4: कापी यता फर्का त म सार्छु. फर्का न छिटो.
1: के भइरहेछ त्यहाँ? हा गौरी, कुसुम,
2: केही होइन सर.
1: हे कुसुम, तिमीले भित्रतिर सर त मुख्य कुरो घरमा पढेर आउनु छैन. यहाँ कक्षामा हल्ला गरे बस्यो. हे रामकाजी, तँलाई फेरि तिर्खा लाग्यो.
3: होइन सर, गनायो. कसले नराम्रो छोड्यो?
1: लेख्नमा ध्यान दे. त्यहाँ पढ्ने बेलामा गुच्चा खाएर बस्यो. अहिले बढी कुरा.
3: गुच्चा होइन सर, फुटबल. सर फुटबललाई पनि गुच्चा देखिदिने?
1: बढ्त कुरा होइन. त्यहाँ पढ्नु सोड्नु छैन.
3: पढ्न त पढे हो कि सर, लेख्न मात्र नआएको. साइन्स भएर मात्र हो, नत्र अरू विषय भइदिएको भए त.
1: मैले नचिनिएर तँलाई खुरी खुरी लेख.
2: सर म टोइलेट जान्छु नि.
1: हुन्छ ज. कुसुम, क्वेसनमा त साह्रै हो कि मुख्य कुरो एन्सर नै लेखिरहेको छौ?
2: एन्सर नै लेखाएको छु सर.
1: ठिक छ ठिक छ, फेरि एन्सरको ठाउँमा कवितै पो लेखिया हो कि भनेर नि. कति बोलिरहेको यिनीहरू.
2: सर म टोइलेट जाउँ.
1: अघि नै गए नि तिमी. पर्दैन
2: प्लिज सर, गाह्रो भइसक्यो कि.
1: त्यसो भने कपी बुझाएर जाऊ. खै कपी देऊ.
2: भयो सर, लेखिसकेकै छैन.
3: ओहो फेरि गरा. कसले छोडेको छोडेछ आज? बदम खाएर आयो क्या हो केटाहरूले?
1: किन हाँसिरहेको छ तिम्रो? ओए रामकाजी, कापी दे तर छिटो गर.
3: सरी सर, लास्ट चान्स. अझै म हल्ला गरिदिन्छु सर, खुरु खुरु लेख्छु.
1: त्यसो भए दुवै कानसम्म त 10 मिनट उभिरा
3: प्लिज सर.
1: ओए तँलाई कानसम्म भनेको हो कि नाक?
3: सर गनाइरहेको छ कि अहिलेसम्म.
1: अब व्रत बोलिस् भने घर पठाइदिन्छु तँलाई. त्यहाँ खुरखुर लेख. ध्यान दिएर लेख है सबैजना. त्यहाँ हल्ला गर्ने होइन.
4: ओए कञ्चन, तैँले क्वेसन नम्बर 4 लेखिस्?
2: लेख्न त लेखे तर केही मिला छैन मेरो. जे पाइ ल्याएको छु
4: एकपटक देखान
2: मिल्दैन के? सर बाहिर गएको बेलामा देखान छिट्टो कञ्चन. ल के देखाउने खै? केही त ल्याएको छैन.
4: आम्मा यत्रो लिएर के ल्याएको छैन भन्छे? कस्तो चुच्ची पकाइ म सार्छु.
2: कहाँ म यत्तिकै बस्नु कि क्या तँलाई देखाएर?

0: कस्तो छुपा रुस्तम रहेछ यो त भो, मलाई त डर लाग्छ।
1: ला कपी मुनि राख अनि नदेख्ने गरी सार, केही नै हुन्न।
0: ल खैथिन त
2: एकछिन बाहिर के गएको थिएँ, फेरि हल्ला सुरु भइसक्यो। कुसुम त तिम्रो काबी मुनि के हो? खै त्यो काबी मार्यो
1: सरी, खासमा
2: अब मलाई केही सुन्नु छैन, चुप्प लागेर खुरुक्क घर जाने।
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा भविष्यमा कवि बन्न चाहने पात्र को हुन्? यसको सही उत्तर हो कुसुम। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत अछामबाट दीपक परियार, कञ्चनपुरबाट हिना बोहरा, कैलालीबाट देवेन्द्र धामी र बर्दियाबाट शान्ति थारू विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँहरूले ₹200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? प्रश्न पुनः एकपटक, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: नमस्कार, धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईमा यहाँहरूलाई स्वागत छ। रोपेगुना फलको पहिलो सिजन तपाईँले सम्झिरहनु भएको नै होला। जगत, ललिता, लजुका बारेमा जान्न मन लागिरहेको नै होला। एउटा कुरा भनौँ, अहिले जगत र ललिताको परिवार बस्तीपुरबाट माझकोट पुगेको छ। नयाँ ठाउँ, नयाँ परिवेश अनि त्यहाँ उनीहरूका नयाँ छिमेकी साथीहरू पनि छन्। कथामा बड्डाचौर र विलासनगर पनि थपिएका छन्। बड्डाचौरमा कविता लेखनमा औधि रुचि भएकी कुसुम र उनको परिवारको बारेमा पनि तपाईँले थाहा पाउनुहुनेछ भने विलासनगरमा आयुष, रोजिना, खुसबु र किशन जस्ता किशोर किशोरीका रमाइला कथाहरू पनि सुन्न सकिनेछ। अब लागौं धारावाहिक रेडियो नाटक रोपेगुना फल सिजन दुईको पहिलो अङ्क सुन्नतर्फ।
1: ल हेर, भन्दा भन्दै पोखिहाल्यो। काम गर्न त फिटिक्कै दिने होइन यो बिरालोले। उता जा, जता गयो उतै गएर हैरान पार्छ। उत्सव पनि कहाँ गएको हो के भनेदेखि? बरु यो बिरालो जतिखेर नि घरमै बस्छ। छोरो चाहिँ लखर लखर माझकोट बजार डुल्दैमा फुर्सदै छैन। उत्सव, ओए उत्सव, के भनेदेखि? अहिले कहाँ गएछ? एकछिन अगाडि त ती मोबाइलमा घुसीमुटो लगाइरहेको थिए। उत्सव!
2: हजुर हजुर,
1: यहाँ आइजो न भने।
2: आइरहेछु त आमा। पनि अब घरमै भएको मान्छेलाई बोलाउँदा नि उफ्री उफ्रिकन बोलाउनु पर्छ त।
1: नकारा, यहाँ पुरेत बाजेको सिधा चामल उठाइदिन लाएको, ढाड दुखेर फक्कै भइसके। यति उठाइदिए त हुने नि।
2: आमा छोरा टक्क लगाएर बातमा लाग्या बेला म्याउ म्याउ गर्छ त। अहिले एक ल तर भुँडोला कटाइदिन्छ नि थाहा हुन्छ।
3: इन्द्र प्रसाद,
2: ए तिमीले पनि ल्याएको? म आइहाल्थेँ नि
3: आमा, तिमीले पनि प्रसाद खाइहाल्यो हुने नि।
1: अहिले पर्दैन, यति सकाउँछ अनि खामला।
2: ल, अचार पनि ट्वाक्क रहेछ, फुरौला पनि गजब छ, तर यो सेल चाहिँ ठ्याक्कै यही बिरालोको कान जस्तो।
3: जस दिन कहिल्यै जाने छैन है,
2: तर जस मिठो चाहिँ छ है।
1: पुरेत बाजे जानुभयो?
3: अँ, खाइवरी जानुभयो आमा।
1: रमा, को को आए, को को बाँकी छन्?
3: हिमा, नैना आन्टी, लालु काका आउनुभयो, कोही भान्सामै हुनुहुन्छ।
1: ए,
2: अनि जगदाले त देख्दैन त?
3: उहाँहरू आउनु भएको छैन, तिन तल भएर पनि कति ढिला गरे होला।
1: हेर न, अचार खाँदा खाँदा उफ्रेको, हेरेर खानु पर्दैन।
2: अब खुर्सानीको ढेडी नै चपाए त
3: त्यति साह्रो पिरो पनि छैन है।
2: छैन नि, कहाँ पिरो हुन्थ्यो त, मान्छेको कानै रातो भइसक्यो, रातो खुर्सानीको जस्तै। आमा ल्याउनु, त्यहाँ दुनामा चिनी घिउहरू छैन, पुरीले छोडे ल्याउनु त।
1: रोटी फुलौरा के ल्याइदिउँ?
2: पर्दैन भयो, बल्ल
1: साँच्चै हो? ल ल, त्यसो भए म भान्सामा गएँ है।
2: हेर त, यो दुनामा भएको पैसा पुरीतवाला दिनु बिर्सियो है क्या हो?
1: होइन होइन, कन्ने केटीहरूको लागि दक्षिणा दिन ठिक पारेकी थिएँ।
2: ए, हेलो, अँ हिक्मत, भन् त, सालिक चोकमै छस्? ल ल, म आइहालेँ है त।
1: पर्या छैन कहीँ जान, कमसे कम आजको दिन त घरमै बस।
2: ए, म त छतमै आइपुगेँ त। आमा छोरा के गर्दै हुनुहुन्छ कुन्नी? के गर्नु र जगत दाई, अब तपाईँलाई पर्खेर बसिरह नि। होइन जगत दाई, तपाईँलाई त्यही भुइँतलाबाट माथि आउन पनि कत्रो टाइम लाग्यो हो।
4: त्यही त हो नि, बच्चाहरूको होमवर्क भन्यो के भन्यो।
2: जगत दाई, ल यहाँ बस्दै गरौँ है त, म प्रसाद लिएर आइहाल्छु।
1: खै त जगत बाबु, ललिता नानीहरूलाई किन नल्याएको?
4: ललिता अफिसबाट आएकी छैन आन्टी, नानीहरू होमवर्क गर्दैछन्। फेरि भर्खरै अनलाइन क्लास पनि सके, अब ललिता आएपछि आउलान् सबैजना।
2: जगत दाई, ल प्रसाद लिनुहोस्। अब सेलरोटीको आकार चाहिँ अलिक गडबड छ है दाजु।
4: मिठो छ त, मलाई त एकदम मन पऱ्यो है।
2: हो र,
1: के भनेदेखि नि बाबु, यस्ता सेललाई त राम्रो र मिठो भन्नुहुन्छ भने मैले बना सेल देख्नु भयो र खानुभयो भने के भन्नुहुन्थ्यो होला? मेरा पाला निमकली खत्रीले बनाएको सेलको चर्चा यो माझकोटमा मात्र होइन, वरिपरिका सबै गाउँलाई थाहा थियो।
4: आन्टी।
1: अनि त के भनेदेखि नि जगत बाबु, अब पहिलेको जमाना अर्कै थियो क्या?
5: त्यही त नि आमा, अब उहाँ नै छ नि, सुका किलो घिउ थियो, खाइलाग जो जिउ थियो।
1: हेर्नु त जगत बाबु, छोर छोरीको बाउ भएर पनि यो उत्सव।
6: आमा!

0: कुसुम ओए कुसुम यता आइज न
1: के भयो डागी सर आउनु भयो
2: हाई अर्को महाटर छेरी शुक्रबार क्यारी मान्न छोडेर आउँछ होला नि डागी सर आरामले जाँदा हुन्छ
3: आयो भने नि कति न
2: आए के भो त भागिन्छ नि कोटुङटुङ लाएर त्यो भुडे सरले हामी समात्न सके पो
3: त्यही त पर्सि स्कुल जानु पर्दैन
2: कस्तो डराएको के हो तनु के गर्छ न त्यो सरले
1: तेरो पो म्याथ राम्रो छ र माया गर्छ मलाई त देखि सहँदैन
2: हे खैले लौरे त के भन्यो भने उसकै बुढीले आरु खान मन लागे झारेर खाऊ भनेको छ भनौँला नि त छ्याक यो ठुलो लौरोले भेट्ला कि भनेको झन् भेट्दै भेट्दैन रहेछ योभन्दा अलि ठुलो लौरो छैन
3: लौरो त छैन गौरी हातमा ढुङ्गा छ अलिक उता सर त खै
1: कहाँ ढुङ्गा छ तनु
3: आरुमा
1: अहिले कसैलाई लाग्यो भने
3: अब के गर्ने त लौरोले भेट्दैन रुख चढ्न सकिँदैन
1: खैर पनि कति भएको छ
3: यी यति त हो नि आहा यसमा चट्ट नुन खोर्सानी चोपेर खान पाए त कस्तो मिठो हुन्थ्यो है
2: अर्को शुक्रबारदेखि नुन खोर्सानी पनि ल्याउनु पर्छ है
1: कस्तो अर्को शुक्रबार
2: ल यो समाचार
1: ल खाओ
3: आमामामा नुन खोर्सानी बोकेरै आखिस
2: यो कुसुम पनि तालकी छे के मात्र बोकेर हिँड्छ हिँड्छ
1: के गर्नु त पढाएको बेला कहिले काहीँ निन्द्रा लाग्छ त अनि ट्वाक्क नुन खुर्सानी चाट्यो निन्द्रा चैट कस्तो रसिलो है आरु
3: कस्तो पिरो रहेछ खुर्सानी त
1: मजा आउने पिरो छैन त
2: तल आयो मजा मेरो त आँखाबाट आँसु आयो
3: म त पिरो खानै सक्दिनँ हाम्रो साथीहरूमध्ये त कुसुम मात्र होला पिरो खान सक्ने
2: होइन कञ्चनमै नै खान्छ नि कुसुम जस्तै
3: ए हो कञ्चनले पनि त खान्छ नि ए साँच्ची कञ्चनले आज स्कुलमा क्या राम्रो नाचेको है
1: मैले पनि राम्रो नाच्छ भनेर सुनेको तर देखाएको थिएन राम्रो नाच्दिरहेछ किन आज
2: होइन आज सबभन्दा राम्रो त अझै नाचेको थियो नि
3: भ्यागुता उफ्रिया जस्तो
2: कसै नाचेको थियो अरे पक्कै म देखाउँछु कसले देला धन मलाई कसले देला धन कसले देला धन मलाई कसले देला धन गरे फेरि देखाउँ
1: पर्दैन पर्दैन पुग्यो
2: अझैको कन्फिडेन्स चाहिँ मान्नै पर्छ कि
3: कन्फिडेन्स त कुसुमको पनि त राम्रो थियो नि कविता पढ्दा
2: पढ्नमा लास्ट भयो भने कवितामा चाहिँ फर्स्ट थियो है हाम्रो कुसुम
1: बढी नबोले
2: हस् कविज्यू माफ पाऊ
3: हरिशले कस्तो राम्रो गीत गाउन थालेको है आज भोलि सुनिरहेको छ
2: कुसुम के भन्दैछ तनु
1: नजिस्कानु अरू बाँकी छैन
2: सक्यो त
1: टिप्ने हो त अरू
3: अब त भेट्न नि पऱ्यो नि भेट्ने जति सबै टिपिहाल्यो
1: पकाइ त म चढ्छु रुखमा
2: फ्रक लगाएर रुख चढ्ने
1: के भयो त तिमीहरू अरू मान्छे आउँछ कि हेर भइहाल्यो नि
3: भयो कुसुम लड्लिस् फेरि
1: लड्दिनँ के
2: कुसुम कुसुम हो त्यो त तैँले हेर त त्यो त समयलाको हाँगामा नै छ हेर त कत्रो ठुलो छ हेर त
3: सँगै अर्को पनि छ हेर त
2: कतापट्टि
3: बायाँपट्टि हेर्न
2: ऐ गौरी ऐ गौरी डाङ्गे सर आए जस्तो छ अब के गर्ने ल कुसुम कुसुम तल झर तल हाम फाल्न छिटो
3: ल कुसुम
2: त्यो त सब चर्चा त्यो छ
3: अब के गर्ने
2: यो पनि
3: अय

0: ए लौ लौ लौ लौ लौ न धन्न लोड्यो हेर रोजिना ला पोलमा झन्डै ठोकेन ए रोजिना अलि विचार गरेर खेल है
1: अन के साह्रो के रो तेरो के हो केटो
0: हे नकरा न मुला अहिले ऊ खेलाडी हो म उसको ठुलो फ्यान हो हेले चिप्स
1: ए यति त थियो यहाँ बिहानैदेखि पानी नखाइकन आएर छु
0: त्यही त म त एका बिहानै मासु भात खाएर आएको होला नि होइन के साह्रो गर्ने भएको है यहाँ छायामा बसेर हेर्दा त यस्तो छ बिचरा उता खेल्नेलाई कस्तो होला
1: अब धेरै माया लागेको भए उतै गएर पङ्खा हामकै भइगयो त यसो चिसो चिसो पानी सानी दिनु
0: ल परेको छैन है बड्डा यति साह्रो पनि बरु रोजिनालाई चाहिँ हम्किदियो कि जस्तो लाग्छ बेला बखतमा
1: अरे अरे अरे अरे रोजिना नै किन नि मनमा लड्डु फुट्दैछ कि क्या हो चालु नै हो कि क्या ब्रो पनि
0: मैले त राम्रो खेलाडी हो मात्र भन्नु खोजेको त चाहिँ कहाँको कुरा लगेर कहाँ जोड्छस् गाँठे
1: बुझ्दैछु है म तेरो चाल ढाल अस्ति स्पोर्टको कुरा गर्दा त भलिबल मन पर्दैन भन्थ्यो आजकल खुब इन्ट्रेस्ट दिन थालेछ किन भने त कुरो यस्तो पो रहेछ के हो
0: धेरै बिल्ला नहान है किसन तैँले चाहिँ किन हेरिरहेको छस् त त्यसो भए
1: यस्तो आँखालाई रमिता नि
0: तपाईँ आँखाको रमिता
1: हातै चाहिँ नहाल न
0: अनि के चाहिँ पाए त्यही भन्छस् त
1: त टेन्सन नले न आयुष मैले रोजनालाई मात्रै हेर्ने भनेको होइन अरू केही
0: त पनि अचेल बिग्रिस किसन ओ अच्छा मलाई ए कस्तो दामी हानि यार ए सुपर
1: ल ल ल हेर जोस निकालेको आयुष एउटा कुरा कि यो खेलाडी केटीको चाहिँ पछि नलागेकै राम्रो बुझिस्
0: ल किन नि के हुन्छ र कुरा पनि के हो तेरो यार
1: अब केटीसँग बोल्न छेउ पर्न मरे जस्तै गर्ने मान्छे त
0: म त्यस्तै छु बुझिस् बड्डा केही चेन्ज भएको छैन
1: तँलाई केटीसँग डराउने रोग लागेको छ कि क्या हो
0: त्यति भस्मै नै होइन है भन्न पाए भन्दैमा
1: ए ओए ओए ओए ओए आयुष तँलाई टिप्स चाहिएको भए चाहिँ कट्टु दाईसँग लिए भइगयो त
0: के कट्टु सट्टु भनिरहने यतै आउँदैछन् दाई त
2: कस्तो शीत भयो अनि तिमीहरू चाहिँ के बुढाबुढी जस्तो चिप्स टोकेर बसिरहने यसरी चिसो पानी पो खानुपर्छ राति हर हुने गरी
1: विवेक दाई पानी खानु न
2: ला समा अनि अलि उता सर
0: ओ किसन अलिकति मलाई पनि राख्दै त्यहाँ पानी बाँकी फेरि पायो भन्दा सबै खाने होइन फेरि
2: अर्काले दिएको पानीमा पनि के बाँच्छ हो तिमीहरू
1: अनि
2: खाजा खाइसक्यो तिमीहरूले
1: छैन दाई यहाँ आयुष सरलाई रोजिनालाई हेर्नै ठिक्क छ विवेक दाई आयुषले रोजिनालाई
0: के भनेर नचाहिँदो कुरा चुला गेमहरू पारि
1: देख्नुभयो नि दाई एउटी केटी के मन पराउन थाले थियो उसलाई पुरै कलेज हरा भरा लाग्न थालेछ
2: ए ल नयाँ कुरा पो सुन्नमा आयो त यार तर
1: तर के दाई
2: तर त्यसले यसलाई भाउ दिन्छ जस्तो चाहिँ लाग्दैन है मलाई निकैले ट्राई गरेर छोड्या हुन्
0: खास त्यस्तो केही पनि होइन दाई
1: त्यो त तेरो अनुहारले बताइरहेछ नि हो कि होइन विवेक दाई
2: आफ्नो आफ्नो हेरायो केटा हो मलाई त त्यो रोजिनाको साथी पूजा छ नि
0: दाई त्यो त्यो पूजा
2: त्यसको फिगर सोलिड लाग्छ यार
1: हे विवेक दाई पूजाको बारेमा जे पिटी नभन्नु है
2: ल त्यो चाहिँ को हो र
1: मैले भनिदिएको छु नि फेरि
2: ओए किशोर कसा थर्काएको तैँले
1: हात चाहिँ नहाल्नु है दाई म त्यसै छोड्दिनँ नि फेरि
2: जा के गर्छस् गर तैँले नि मेरो एउटा रौ पनि हल्लाउन सक्दैनस् बुझिस्
3: धारावाहिक रेडियो नाटक रोपे गुनाफलको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला साथै हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ यो हप्ताको लागि प्रश्न रहेको छ धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ प्रश्न पुनः एकपटक धारावाहिक रेडियो नाटक रोपे गुनाफल सिजन दुईमा जगत र ललिताको परिवार कुन ठाउँमा आइपुगेको छ नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। एन्टेना फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। चुनावको मिति नजिकिएसँगै दल तथा उम्मेद्वारहरूले देशभर आक्रामक रूपमा प्रचार प्रसार अगाडि बढ़ाएका छन्। उम्मेद्वारहरूले भोट माग्न खेतबारी बनापाखा अहिले पुगिरहेका छन् भने आफूलाई भोट दिएर जिताएमा यसो गरिदिन्छौ उसो गरिदिन्छौ भन्दै आश्वासन पनि बाँडिरहेका छन्। त्यस्तै दलका शीर्ष नेताहरूले भने एकअर्कालाई भाषण मार्फत घुसपेच पनि गरिरहेका छन्। अघि पछि गाउँघरमा नाकमुख नदेखाउनेहरू पनि अहिले गाउँमा गएर बारी खन्दै गरेको, धान काट्दै गरेको दृश्यहरू पनि हामी सामाजिक सञ्जाल मार्फत देख्न सक्छौं। हामी पनि नेपाल चौतारीमा निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FN पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
1: चुनावका बेला नेता तथा उम्मेद्वारले चुनाव जित्ने भर्याङको रूपमा प्रयोग गरिने ठूलो संख्या सुकुम्बासीको छ। आफूलाई भोट दिए जग्गाको लाल पूर्जा हातमा दिने बाचा सहितको भेटघाट र भाषण गर्ने पुरानै शैली अनुसार अहिले पनि उम्मेद्वारहरू सुकुम्बासी बस्तीमा पुगेर भोट मागिरहेका छन्। 2074 सालमा भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सबैजसो पार्टीले घोषणा पत्रमा सुकुम्बासीहरूलाई जमीनको लाल पूर्जा दिने, झुप्रा घर रंगीन बनाइदिने, भौतिक पूर्वाधार विकास गरिदिने लगायतका विषय राखेर चुनावी मैदानमा गएका थिए। तर 5 वर्ष बितेर अर्को चुनाव आइपुग्दा पनि ती प्रतिबद्धता कुनै पार्टीले पूरा गरेका छैनन्। बरु जस्ताको त्यस्तै मुद्दा र त्योभन्दा थप आकर्षित आश्वासनका साथ उम्मेद्वारहरू फेरि सुकुम्बासी बस्तीमा पुगेका छन्। यो समुदायको लागि लालपूर्जा दिने भनेर मुलुकमा 6 दशकमा 24 वटा आयोग पनि बनाइयो, उत्तिकै मात्रामा बजेट पनि खर्च भयो। तर पनि सुकुम्बासीको हातमा लाल पूर्जा पुग्न सकेको छैन। पटक पटक भूमिको माग गर्दै आएको नेपाल बसोबास बस्ती संरक्षण समाजले देशव्यापी रूपमा समानताको स्वतन्त्र महाअभियान नो लाल पूर्जा नो भोट अभियान समेत चलाएको थियो। आज हामी नेपाल चौतारीमा नेपालमा भूमिविहीन अथवा सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग कुराकानी गर्दैछौं। जगतज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। अनि आजभोलि केमा व्यस्त हुनुहुन्छ?
3: म आफ्नो संस्थामा भूमिको कृषिको मुद्दा उठाउने काम गरिरहेको छु। अहिलेको यो चुनावमा पनि कसरी उत्पीडितहरूको आवाजलाई अलिकति बलियो बनाउन सकिन्छ भनेर संगठनसँग मिलेर काम गरिरहेको छु। त्यही नै हो खास चाहिँ मैले अहिले गरिरहेको।
1: हजुर, अब यहाँ लामो समयदेखि भूमिविहीनहरूको आवाज उठाउँदै आउनुभयो, होइन? यो सबैले बुझिने गरेर सुकुम्बासी भनेको के हो, यो सजिलो तरिकाले बुझाइदिनुहोस् न।
3: सुकुम्बासी भनेको अब हामीले दुई हिसाबले हेर्नु पर्ने हुन्छ। एउटा चाहिँ अहिलेको कानूनले गरेको परिभाषा र अर्को चाहिँ व्यवहारमा देखिएको स्थिति। हाम्रो विद्यमान ऐन र नियमावलीले चाहिँ सुकुम्बासी भनेको नेपालभर आफ्नो स्वामित्वमा दर्ता कानुनी हिसाबले दर्ता भएको जग्गा नभएको र त्यो जग्गा जोड्न सक्ने आफ्नो आम्दानीको स्रोत अथवा सामर्थ्य नभएको परिवारलाई सुकुम्बासी भनेर परिभाषा गरिएको छ। तर त्यसमा व्यवहारमा एउटा के समस्या देखिएको छ भने जमिन भएको तर नाम मात्रकै जमिन भएको, अथवा त्यसमा घर बनाउन पनि नपुग्ने, अथवा त्यो जग्गा छ तर जोखिम क्षेत्रमा छ, यो विषयलाई पनि हामीले समेटेर जानुपर्ने हुन्छ। तर कानुनले समेटेको छैन, तर अहिलेको कानुनले भन्दाखेरि चाहिँ देशभर आफ्नो स्वामित्वमा जमिन नभएको र जमिन खरिद गर्न सकिने सामर्थ्य पनि नभएको व्यक्ति र उसको परिवारलाई सुकुम्बासी भनिन्छ।
1: हजुर, त्यस्तो नेपालमा कति मात्रामा छ सुकुम्बासीहरूको यो संख्या र उनीहरूको अहिलेको अवस्था चाहिँ कस्तो छ?
3: सुकुम्बासीको संख्या हामी कहाँ यकिन छैन र यो अहिले चाहिँ हामीले एउटा अनुमान गर्न सकिने स्थितिमा चाहिँ पुगिएको छ। म त्यो कुरा तपाईँलाई राख्छु। हाम्रो भनौँ न यो देशव्यापी रूपमै तथ्याङ्क लिनुपर्ने भएको हुँदाखेरि कुनै पनि निकायसँग हामीसँग यति सुकुम्बासीको संख्या छ, यति भूमिहीनको संख्या छ, यति अभ्यस्त बसोबासीको संख्या छ भन्ने किसिमको एकिन डाटा हामीसँग छैन। तर भूमिहीन सुकुम्बासी र अभ्यस्त बसोबासी, म त्यो कुरा अहिले कतै मिल्यो भने राखौँला, करिब 13 लाख परिवार भनेको हाम्रो कुल घर संख्याको चौथाइ संख्या चाहिँ परिवार यो भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अभ्यस्त बसोबासी हुनुहुन्छ। तर त्यसमध्ये पनि यो भूमिहीन सुकुम्बासीको संख्या चाहिँ करिब 3.5 लाखदेखि 4 लाख परिवारको हाराहारीमा देशभरि रहन्छ र त्यो संख्या चाहिँ पहिले आजभन्दा 10-12 वर्षभन्दा अहिले चाहिँ घटेको स्थितिमा देखिन्छ। किनभने धेरै सुकुम्बासी परिवारहरू आफ्नो आर्जनबाट अथवा वैदेशिक रोजगारीमा दुःख सुख गरेर गएर एउटा घडेरी सम्बन्ध जोड्नु, किनभने राज्यबाट पाउने अपेक्षा पनि मरेर गइरहेको अवस्थामा घडेरी जोडेको कारणले गर्दाखेरि यो संख्या चाहिँ अहिले घट्दो अवस्थामा देखिन्छ।
1: हजुर, भनेपछि पहिलेको भन्दा अहिले वैदेशिक रोजगारीमा गएर पनि अवस्था चाहिँ अब संख्या चाहिँ घट्दो छ, तर पनि अब यो जो छन् नि यहाँले भन्नुभयो संख्याको यति हाराहारीमा छ भनेर, उनीहरूको अवस्था चाहिँ कस्तो छ अहिले?
3: अब यसको समस्याको आकार त मैले तपाईँलाई भनिहालेँ, समस्याको आकार धेरै नै ठुलो हो। किनभने यो अथवा त्यो भूमिहीन दलित या भूमिहीन सुकुम्बासी या अव्यवस्थित बसोबासी यो वा त्यो नाममा यससँगै जोडेर आउने अरू तपाईँको चाहिने बदुवा प्रथाहरू पनि छ हामीसँग, हलिया, कमैया, अरवा, चरवा। अब कुल परिवार संख्याको चौथाइ परिवार संख्या यी समस्याहरूबाट जोडिनु भएको छ अथवा समस्या भोगिरहनु भएको छ र यो समस्याको आकार पनि एउटै छैन। यो सुकुम्बासीहरूमै पनि त्यो गहिराई चाहिँ फरक फरक छ। किनभने कोही चाहिँ तपाईँको आज होइन, हिजोको उहाँहरूको चाहिँ अघिल्लोभन्दा अघिल्लो, अघिल्लो र अघिल्लो धेरै पुस्तादेखि नै आफ्नो नाममा एक चिम्टी पनि जमिन नभएको र जमिन प्राप्त गर्ने आशमा धेरै पुस्तौँ पुस्तौँ बिताउनु भएको एउटा त्यस्तो खालको वर्ग छ भने, कोही चाहिँ अब पछाडि यो विपदले गर्दाखेरि अरू कुनै समस्याहरू आएर पनि भूमिहीनहरू हुनुभएको छ र उहाँहरूको अवस्था भनेको मूलत एउटा चाहिँ आवासको अधिकारबाट वञ्चित हुनु पर्यो। किनभने आफ्नो जमिन नभएपछि त्यो सुरक्षित खालको आवास बनाउन पनि समस्या देखिन्छ अनि त्यो जमिन को कारणले पाउने अरू सेवा सुविधाहरू, राज्यबाट पाउने सेवा सुविधाहरूबाट पनि उहाँहरू वञ्चित हुन परिरहेको छ। त्योभन्दा बढी त अझ यो घर टोल समुदायमा जुन किसिमको एउटा सम्मानपूर्वक व्यवहार उहाँहरूले एउटा आदर सम्मान पाउनु पर्ने हो, त्यो पनि कमजोर भइरहेको अवस्था देखिन्छ। धेरै नै समस्या छ र खास गरी यसले गर्दाखेरि आवास अनि त्यसपछि गएर खाद्य अधिकार, शिक्षा, स्वास्थ्य, अहिले तपाईँको के छ भने अब हामी कहाँ त अब शिक्षा र स्वास्थ्य त एकदमै महँगो भएर गइरहेको छ, आधारभूत के मौलिक हकमा राखे पनि, यो कारणले गर्दाखेरि पनि धेरै नै यो आधारभूत अधिकारहरू हनन भइरहेको, एउटा अपहेलित अवस्थामा रहनु परेको, जहिले पनि एउटा असुरक्षित तरिकाबाट बाँचिरहनु परेको एउटा नमिठो स्थिति छ अहिले।
1: हजुर, हामीले यो सुकुम्बासीहरूको अथवा आफ्नो जग्गा नभएकोहरूको समस्याको कुराकानी गरिराख्दाखेरि चाहिँ कतिपयलाई पनि के लाग्छ भने नेपालभित्रै नेपालीहरू नै कसरी सुकुम्बासी बन्छन् भन्ने पनि लाग्छ, कसरी बन्छन्?
3: यसको दुई तिनवटा मुख्य कारणहरू छ। एउटा चाहिँ हाम्रो भनौँ न खास गरी राणा शासनकालमा र त्यसपछि पञ्चायतकालमा पनि, र त्यो अवस्था अहिले पनि छ म राखौँला। यो हामीले भूमिको वितरण चाहिँ हामीले सीमित एउटा राज्यको वरिपरि रहेको वर्गलाई हामीले वितरण गऱ्यौँ, र अहिलेको हाम्रो कतिपय नीति कानुनहरू पनि खास गरिब मान्छेले जमिन बचाएर राख्न सक्ने स्थिति छैन। त्यस कारणले गर्दाखेरि एउटा त हामीले पहिल्यै खास जसले यो जमिनलाई खेतीयोग्य बनायो त्यो वर्गलाई जमिन वितरण गरेनौँ। त्यसलाई नियन्त्रण गर्नलाई राज्यको वरिपरि रहेका संयन्त्रहरू, उसका कर्मचारीहरू, उसका पुजारीहरू, उसका भाइ बहादुरहरूलाई जमिन बाँड्यौँ। जमिनको अन्यपूर्ण वितरणको कारणले गर्दाखेरि पनि एउटा चाहिँ नै भूमिहीनता जन्मेको छ। अर्को एउटा मुख्य कारण चाहिँ हाम्रो चाहिँ देश चाहिँ एकदमै भौगोलिक हिसाबले पनि विविध खालको छ र प्रकोपको जोखिम चाहिँ हामीले धेरै नै भोगिरहेका छौँ। त्यसो हुँदाखेरि पनि गृह मन्त्रालयको एउटा तथ्याङ्क अनुसार हेर्दाखेरि त जति सुकुम्बासीहरू भइरहनु भएको छ त्यो सुकुम्बासी हुने सङ्ख्या चाहिँ करिब 40-45% चाहिँ यो बाढी, पहिरो, डुबान आदि इत्यादि कारणबाट पनि भइरहेको छ। साथसाथै यो जुन कस्तो हुन्छ भन्दाखेरि एउटा साइकल हुन्छ। अब आफ्नो जमिन नभएपछि उसले ऋण पाउँदैन, अथवा थोरै जग्गा छ भनेदेखि उसले चाहिँ तपाईँको अरू शिक्षा, स्वास्थ्य, किन घरमा मसँग एक दुई कठा जग्गा छ तर मेरो घरमा कोही मान्छे बिरामी भयो भनेदेखि म चाहिँ अब भूमिहीन हुन्छु भनेर त्यो जग्गा नबेचिकन उपचार नगरेर त कोही पनि बस्दैन, राज्यले त उपचार गरिदिँदैन। त्यसो भएको हुनाले विभिन्न कारणहरू छन् र मुख्य कारणहरू भनेको मैले अहिले यही भनेकै कारण हो। र अहिले पनि तपाईँको अलि अगाडि मिटल ब्याजीहरूको आन्दोलन पनि हामीले हेऱ्यौँ, यो गरिब वर्गको चाहिँ यो खास औपचारिक ऋण प्रक्रियामा उहाँहरूको पहुँच छैन, उहाँहरूले अनौपचारिक प्रक्रियाबाट ऋण लिँदाखेरि चाहिँ त्यसको ऋण तिर्न सक्ने स्थिति नै रहँदैन र जग्गाको भन्नुपर्ने स्थिति रहन्छ। अर्को चाहिँ अब बिस्तारै यो परिवार सङ्ख्या बढ्दै जाँदाखेरि पनि जस्तो पहिले अब थोरै एक दुई कठा जग्गा हुन्छ अनि चार पाँच भाइ हुँदै गएपछि, बहिनी दिदी हुँदै गएपछि त्यो संख्या पनि बढ्दै जाने हुनाले पनि यो समस्या भइरहेको हो।
1: जस्तै यो कोशी पीडितका पीडितहरूले चाहिँ लालपूर्जा हातमा छ, जग्गा छैन भनेर आन्दोलन गरे पटक पटक। कतिपयहरूले हामीसँग लालपूर्जा नै छैन भनेर पनि आन्दोलन गरे अथवा माग गरे। तपाईँहरू जस्ता अधिकार कर्मीहरूले आवाज पनि उठाइराख्नु भएको छ, खासमा कहाँनिर यो समस्या भयो?
3: हो, तपाईँले भन्नुभयो जस्तो अब कोही चाहिँ हातमा कागज छ, जग्गा धनी प्रमाण पूर्जा छ तर फिल्डमा जग्गा नभएको सङ्ख्या पनि ठुलै नै छ यो, किनभने हाम्रो नदीको बाढी आदि इत्यादिको कारणले गर्दाखेरि। अब अर्को चाहिँ अब जमिन फेरि फिल्डमा जमिन भएर त्यसको स्वामित्व नभएर भूमिहीन भएको सङ्ख्या पनि ठुलो छ। अहिले मैले भनेको करिब 4 लाख जति होला बढीमा भनेर मैले जुन सङ्ख्या भनेको शुद्ध सुकुम्बासीको चाहिँ त्यसमध्ये चाहिँ आधा जस्तो मान्छेहरूलाई नयाँ जग्गा दिनु पर्दैन। फेरि उनीहरू अहिले पनि सरकारी जग्गामा लामो समयदेखि पुस्तौँदेखि बसिरहनु भएको छ, खालि पूजा मात्रै प्राप्त नगर्नुभएको, खालि कानुनी स्वामित्व मात्रै प्राप्त नगर्नुभएको यस्तो स्थिति छ। अब तपाईँको प्रश्नमा चाहिँ मेरो यो क्षेत्रमा काम गर्दाखेरिको अनुभवले हेर्दाखेरि यो समस्या करिब करिब 7-8 सालदेखि नै यो भूमिहीनको समस्या, भूमि सुधारको मुद्दाहरू उठ्न थालेको देखिन्छ र 2012-13 सालबाट यो सुकुम्बासीको समस्यालाई हल गर्नलाई राज्यबाट केही न केही पहलहरू भइरहेको हामीले अभिलेखहरू हेर्दाखेरि पनि थाहा पाइन्छ। तर अब अहिलेसम्म पनि जुन हिसाबबाट यसको समस्याको एउटा समाधान हुनुपर्ने थियो त्यो नभएको चाहिँ देखिन्छ। तर के पनि नभएको भन्नेतिर पनि हामी छलफल नगरौँ भन्ने मेरो अनुरोध छ। र पछिल्लो समयमा आएर चाहिँ 2076 सालमा भूमि सम्बन्धी ऐनलाई संशोधन गरेर ऐनमै यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी भनेको के हो भनेर परिभाषा खिचिएको छ, अनि कस्तो भूमिहीन सुकुम्बासीले जमिन प्राप्त गर्नुहुन्छ र उहाँहरूले कतिसम्म जमिन पाउनुहुन्छ भन्ने कुराहरू पनि नियमावलीमा खेटिएको छ। अव्यवस्थित बसोबासीलाई पनि कुन वर्गमा रहेको कस्तो हदसम्मकोलाई चाहिँ एकपल्ट जमिन दिने भन्ने कुराहरू स्पष्टसँग लेखिएको छ र आयोग बनाएर यो समस्यालाई समाधान गर्ने भन्ने कुरा पनि त्यहाँ लेखेको छ। मैले किन यो कुरा उठाएको भनेदेखि जति पनि 2012-13 सालदेखि यो सुकुम्बासीको समस्यालाई हल गर्न खोजियो तर कतै पनि कानुनमा कुनै कुरा लेखिएको रहेन छ। खालि एउटा सरकार फेरिएपछि नै एउटा गठन आदेशको भरमा यति महत्त्वपूर्ण मुद्दामा काम गर्न खोजेको रहेछ। तर नयाँ संविधान निर्माणपछि र 76 सालको यो भूमि ऐनले एउटा नयाँ एउटा पाइला नयाँ एउटा भनौँ न चरण चाहिँ यसले एउटा पार गरेको छ। म यसलाई एउटा सकारात्मक रूपमा लिन्छु। त्यसबाहेक अहिले चाहिँ यो यो अब हाम्रो यो सुकुम्बासी समस्याको व्यवस्थापन चाहिँ सङ्घ प्रदेश र स्थानीय त तिनटै सरकारको एउटा साझा चाहिँ तपाईँको कार्यसूचीमा राखिएको छ र यसरी हेर्दाखेरि यो तिनटै तह मिलेर यो समस्याको समाधान गर्नुपर्छ। अहिले चाहिँ जुन भूमि आयोग गठन भएर यसबाट पनि कति काम हुन पर्थ्यो कति काम हुन सकेन कहाँनिर कमजोरी रह्यो त्यो छलफल गर्न सकिन्छ। तर 753 स्थानीय तहमा करिब केही थोरै 8-10-20 संख्यामा काम सुरु भएको छैन होला। होइन भने सबै स्थानीय तहमा यो भू सेवा केन्द्र स्थापना गरेर र प्रत्येक स्थानीय तहमा यो समस्यालाई समाधान गर्ने भनेर सहजीकरण समिति पनि बनाएर वडामा तहमा पनि सहजीकरण समिति बनाएर लगत लिने र त्यो लगत लिएको जति पनि लगत छ त्यसलाई एउटा कम्प्युटरीकृत प्रणालीमा राख्ने काम भइरहेको छ र करिब 200-300 स्थानीय तहमा जग्गा नापीको काम पनि सुरु भइरहेको छ। यसलाई चाहिँ हामीले एउटा सकारात्मक चाहिँ एउटा प्रयासको रूपमा लिनुपर्छ र यसमै टेकेर यो समस्याको हल हुन सक्छ। अहिले मैले कुरा किन पृष्ठभूमिमा भनेको भने हिजो यो सुकुम्बासीको समस्यालाई एउटा खालि घटना आदेशको भरमा सम्बोधन गर्न खोजियो, अर्को चाहिँ तपाईँको केन्द्रबाट एउटा आयोग बनाउने जिल्लामा समिति बनाउने त्यसमा पनि फेरि अनुभव नभएका मान्छेलाई राख्ने जो चाहिँ अधिकारवाला हो सुकुम्बासी र तपाईँको भूमिहीनहरूको संगठनबाट मान्छे नराख्ने अनि जिल्लाबाट चाहिँ सूचना जारी गरेर निवेदन माग्ने अनि त्यो निवेदनको भरमा त सुकुम्बासी पहिचान गरेर जग्गा दिन सक्ने कुरा सम्भव नै थिएन। त्यो हिजो हामीले त्यसको प्रक्रिया नै गलत लियौँ तर आज चाहिँ प्रक्रिया चाहिँ सही तरिकाबाट अगाडि बढेको छ तर गर्न बाँकी धेरै नै छ भएको त्यही हो। खास गरी चाहिँ तपाईँको
1: 2013 सालदेखि नै यो मुद्दा उठाए पनि जस गएको 8-10 वर्षदेखि चाहिँ लगातार रूपमा राम्रै काम भइरहेको छ यहाँले भन्नुभयो। अहिले पनि अब यो चुनाव आइरहेको छ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि यतिखेर राजनीतिक दलका नेता तथा उम्मेद्वारहरू पनि गाउँघरमा भोट मागिरहेका छन्। सुकुम्बासी बस्तीमै पुगेर पनि उहाँहरूले त्यहाँका नागरिकहरूलाई हामीलाई भोट दिनुहोस् हामी जित्यो भने यस्तो गर्छौ उस्तो गर्छौ भनेर आश्वासन चाहिँ बाँडिरहेका छन् होइन। पटक पटक आफ्नो घोषणा पत्रमै प्रतिबद्धता पूरा गरेर जनताको माझमा जाने तर उहाँहरूका चाहिँ जुन आश्वासनहरू छन् त्यो पूरा नगर्ने यो प्रवृत्तिलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब यो खास चाहिँ कसरी यो प्रश्नको उत्तर दिन चाहिँ अब एकदमै सबैले एउटै तरिकाबाट यसलाई हेरेका छन् जस्तो त मलाई लाग्दैन। राजनीतिक दलहरूले पनि यो समस्यालाई हेर्ने दृष्टिकोण र उनीहरूको व्यवहारमा दलै पछि थोरै थोरै एकदम प्रष्ट देखिने खालको होइन तर थोरै थोरै चाहिँ त भिन्नताहरू देखिन्छ। तर आज अहिले यो हाम्रो नेपाल चौतारी मार्फत मैले कुराकानी गर्दाखेरि चाहिँ यो जुन समस्याको जुन आकार छ र यो समस्याबाट हामीले जुन एउटा अति विपन्न र अधिकारबाट वञ्चित समुदायलाई सम्बोधन गर्नुपर्ने हो त्यो हिसाबले चाहिँ अहिले उम्मेदवारहरूले चुनावको बेलामा यो म यसो गर्छु उसो गर्छु भनेर भनेको भए पनि जुन किसिमको राजनीतिक दलभित्र छलफलहरू हुनुपर्ने हो यो विषयमा चुनाव नहुने समयमा चाहिँ यो विषयमा त छलफल हुनुपर्ने हो तर छलफल भइरहेको देखिँदैन र अहिले गएर म यसो गर्छु उसो गर्छु भनेर भन्नुभन्दा पनि उम्मेदवारहरूले चाहिँ यो समस्या किन हल हुन सकेन आफ्नो राजनीतिक दलले सरकारमा हुँदा या नहुँदा के प्रयास गर्यो इमान्दारीपूर्वक त्यो कुरा राख्नुभयो भने चाहिँ बरु राम्रो होला। अब अहिले पनि फेरि हामी यसो गर्छौँ उसो गर्छौँ त्यो कसरी गर्ने हो दृष्टिकोण के हो यो विषयमा चाहिँ कुराहरू आइरहेको छैन। अब अहिले जुन हिसाबले चुनावको समयमा कुराहरू उठिरहेको छ, मैले चाहिँ दुईवटा हिसाबबाट हेरिरहेको छु। एउटा चाहिँ यो स्वयं सुकुम्बासीहरूमा पनि एक किसिमको सचेतना आएको छ, यो मुद्दाहरू हामीले उठाउनुपर्छ, यो चाहिँ हाम्रो सही बेला हो भन्ने कुराहरू भएको कारणले गर्दाखेरि पनि यो मुद्दा उठिरहेको छ। अर्को ठुलो सङ्ख्यामा भएको हुनाले र चुनावको हारजितसँग पनि सम्बन्ध हुने भएको हुनाले यो उम्मेद्वारहरूले पनि यो कुरा उठाउनु भएको छ। तर मैले यो कुरा के भन्न खोजिरहेको भने, चुनावको बेलामा मात्रै मुद्दा उठाउने आधारमा हामीले मतदाताहरूले निर्णय गऱ्यौँ भने त्यो चाहिँ राम्रो हुँदैन। यसभन्दा अगाडि उहाँहरूले गरेको व्यवहार, उहाँहरूले राखेको विचार र अहिले पनि उहाँहरूलाई यो समस्या हामीले समाधान गर्न नसकेकोमा महसुसीकरण छ कि छैन, खालि सामान्य हिसाबले म यो गरिदिन्छु ऊ गरिदिन्छु मात्रै भनेर भनेको छ भने त्यसमा पत्याइहाल्नु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन।
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ। यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
4: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, नेपाल चौतारी तपाईँ यतिखेर सुनिरहनु भएको छ। आज हामी सुकुम्बासीको अहिलेको अवस्था र अहिलेको निर्वाचनलाई जोडेर सुकुम्बासीको अधिकारका लागि लामो समयदेखि आवाज उठाउँदै आउनुभएका भूमि अधिकार कर्मी जगत देउजासँग हामी कुराकानी गरिरहेका छौं। तपाईँ पनि आफूलाई लागेको प्रश्न वा जिज्ञासा आजका अतिथिसँग राख्न चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। अब हामी चाहिँ तपाईँका प्रश्न र जिज्ञासा लिन्छौं। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा अछामबाट उषा ढुङ्गाना आउनुभएको। उषाजी नमस्कार।
5: हजुर नमस्कार, अनि अतिथिलाई पनि नमस्कार।
1: हजुर प्रश्न राख्नुहोस्।
5: हजुर, मेरो प्रश्न यस प्रकार छ, के गर्न सकियो भने सुकुम्बासीको अधिकार प्रबन्धनमा टेवा पुग्छ? सुकुम्बासीको अधिकार प्रबन्धनका लागि के कस्ता संवैधानिक व्यवस्थाहरू भएका छन् र नेपालको कुन क्षेत्रमा चाहिँ सुकुम्बासीको संख्या धेरै छ? हस् धन्यवाद।
1: हस् धन्यवाद। हजुर अतिथिज्यू, अछामबाट उषा ढुङ्गानाले राखेको प्रश्नको जवाफ।
3: उषाजी, महत्वपूर्ण प्रश्नको लागि धन्यवाद। खास हाम्रो संविधानमा चाहिँ आवासको अधिकारको व्यवस्था गरिएको छ र त्यससाथै दलित भूमिहरूलाई एकपल्ट आवास र खेतीको लागि जमिन दिने कुरा पनि संविधानमै लेखिएको छ भने यो चाहिँ मौलिक हकमा छ। निर्देशक सिद्धान्तमा गएर दलित भूमिन सुकुम्बासी अव्यस्त बसोबासी र कमैया हरवा चरवा हलियाहरूलाई सकभर जमिन उपलब्ध गराउने, त्यो भएन भने पनि जीविकोपार्जनको लागि कृषिमा आधारित अवसरहरू दिलाउने भन्ने कुराहरू लेखिएको छ। र अहिले यो समस्या भनेको खास गरी तराई मधेसका 28 जिल्लाहरूमा यो बढी समस्या रहेको छ, यद्यपि पहाडहरूमा पनि र हिमालहरूमा पनि कम संख्यामा यो समस्या छ। र अब जुन समाधानको कुरा यहाँले ल्याउनुभयो, मेरो काम गरेको अनुभवको हिसाबले हेर्दाखेरि चाहिँ अब संघीय सरकारले अथवा राजनीतिक दलहरूले एउटा नीतिगत निर्माणमा उहाँहरूले एउटा सही तरिकाको नीति निर्माण त गर्नै पर्यो, तर हामीले यो समाधान अब तलबाट स्थानीय तहबाट थाल्नुपर्छ र प्रयास सुरु भइसकेको पनि छ। प्रत्येक स्थानीय तहमा भूमिहीन सुकुम्बासीको राम्रोसँग लगत राख्ने, किनभने स्थानीय तहले नै को भूमिहीन हो को भूमिहीन होइन भनेर सही तरिकाबाट छुट्याउन सक्छ। पहिला लगत राख्नु पर्यो र यसलाई चाहिँ अहिलेको अब हामीले पहिलेकै जस्तो पेपर वर्क गरेर जाने भन्दा पनि हामीले नयाँ प्रविधिहरूलाई अपनाउने, सबै कुराहरूलाई कम्प्युटरीकृत प्रणालीमा लिएर जाने, ताकि कसैले पनि यसमा मधमासी गर्न नसकियोस् र त्यो अभिलेख बनाइसके पछाडि स्थानीय सरकारलाई नै नापजाँचको पनि काम दिएर अगाडि बढ्यो भनेदेखि यो कामको समस्याको हल हुनसक्छ। साथसाथै एकपल्ट जमिन दिइसके पछाडि फेरि त्यो परिवार भूमिहीनको अवस्थामा नजाओस् भनेर अरू खालको जीविकोपार्जनको कार्यक्रम साथसाथै अरू आधारभूत जुन अधिकारहरू हुन्छ, शिक्षा स्वास्थ्यको कुरामा पनि सरकारले मद्दत गर्नुपर्छ।
1: हजुर, अब हामीले यो भूमिहीनहरूको अथवा सुकुम्बासीहरूको कुराकानी गरिराख्दाखेरि कहिले चाहिँ के पनि सुनिन्छ भने सुकुम्बासीको नाममा हुकुम्बासी भन्ने कुराहरू पनि बढी सुनिन्छ। जोसँग घर जग्गा छँदै छँदै पनि उहाँहरू फेरि त्यही लाभमा चाहिँ लोभमा चाहिँ होइन सुकुम्बासी भएर बसिरहेको कुराहरू पनि आउँछ, यो कतिको साँचो हो?
3: हामी कहाँ एउटा के चाहिँ छ भनेदेखि, इन्द्र सराजी, समस्यालाई समाधान नगर्न पर्यो भने अथवा त्यसलाई भुलभुलाइमा राखिदिनु पर्यो भने संख्या एकदमै ठुलो बढाइदिने अथवा भ्रमहरू फैजाइदिने त्यो चाहिँ त अब यत्रो राज्यले गर्न चाह्यो भनेदेखि, अब अहिले त सबै करिब केही हिमाली जिल्लाको बाहेक सबै जग्गा धनीहरूको जग्गा छ कि छैन भनेर हामीले एउटा मालपत कार्यालयमा गएर अथवा विभागमा गएर एउटा क्लिक गरेर हामीले हेर्न सक्छौँ। त्यसो भएको उनीहरूले त्यो कसैले त्यस्तो दावी गरेको छ भनेदेखि त्यो हामीले मजाले अहिले पहिचान गर्न सक्छौँ। अर्को अहिले जुन भूमि आयोगले काम गरिरहेको छ त्यहाँ एउटा कम्प्युटरीकृत प्रणाली बनाएको छ र जसले त्यहाँ तपाईँको विवरणहरू भरिसके पछाडि त्यहीँबाट पनि हामीले उसको जग्गा भएको नभएको ट्याग गर्न सकिने गरेर सिस्टम बनाइसकेका छौँ। त्यसो भएको उनीहरूले यो समस्या समाधान गर्नको लागि तपाईँको उपायहरू छ र फेरि यो हुँदै नभएको भन्ने पनि होइन, केही हदसम्म केही अब केहीको बुझाइ के छ भने यो खास पार्टी आफ्नो पार्टी सरकारमा गएको बेलामा मैले एउटा घडेरी राम्रो ठाउँमा जोडिहाल्ने हो यही बेलामा, यो खास भने एउटा कुरा हो तर गर्ने अर्को कुरा हो, त्यस कारणले यो बेलामा मैले मौका लिइहाल्नुपर्छ भनेर केही मान्छेहरूले जग्गा लिनको लागि प्रयत्न गरिरहेको विगत चाहिँ हो, यो यथार्थ पनि छ तर मूल समस्या यो होइन, यसलाई हामी समाधान गर्न सक्छौँ।
1: हजुर, हाम्रो टेलिफोन सम्पर्कमा बर्दियाबाट रामबहादुर पुलामी आउनु भएको छ। रामबहादुरजी
6: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न के छ?
6: मेरो अतिथिज्यूलाई पनि नमस्कार है।
3: नमस्कार रामजी। हजुर,
6: मेरो चाहिँ प्रश्न अतिथिज्यूलाई यस प्रकार रहेको छ, जस्तै यो अपाङ्गताको क्षेत्रमा जस्तै सुकुम्बासीको जुन समस्या उठाइरहँदा यसमा चाहिँ पनि भित्र कतिपय अपाङ्गहरू छन् तिनीहरूलाई कस्तो व्यवस्थापन गरेको छ, र अर्को कुरो भूमि आयोगले किन अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिएको छैन, त्यो मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। त्यसै गरी चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हजुर तिलकजी नमस्कार।
7: नमस्कार।
1: यहाँको प्रश्न के छ आजको
7: अतिथिलाई? मेरो नमस्कार। मेरो प्रश्न के छ भने अब यो सुकुम्बासी आयोग जुन खोलिएको छ यो जहाँसम्म लाग्छ फर्मालिटी गर्नको फर्मालिटी पुरा गर्नको लागि मात्रै खोले जस्तो लाग्छ, यसले किन आफ्नो कार्यक्षेत्रमा जासुस्ती गरेको र भोलि गएर सुकुम्बासीका समस्याहरूलाई खालि ढिलासुस्ती गरिदिँदाखेरि उनीहरू सधैँ सुकुम्बासी नै भइरहन्छन्, अनि सुकुम्बासीलाई व्यवस्थापन गर्न नसक्नुको कारण के के हुन् त्यसको बारेमा प्रश्न पारिदिनुहोस् न।
1: हुन्छ, धन्यवाद। हजुर जगतज्यू, हामी सुरुमा चाहिँ तिलक अधिकारीको प्रश्नको जवाफ लिइहालौँ।
3: हस्, यहाँ दुवैजनालाई मेरो पनि नमस्कार छ र महत्वपूर्ण प्रश्नहरू सोध्नु भएको धन्यवाद पनि। र अहिले हामीले जति पनि बौद्धल आए पछाडिको आयोगहरूको मात्रै कुरा गरौँ, त्यो सबै आयोगहरूको मैले गठन आदेशहरू, तिनीहरूले गरेको कामहरू, तिनीहरूले गरेको प्रगति प्रतिवेदनहरू त्यो हेर्ने प्रयासहरू पनि गरेका थिए। त्यसरी हेर्दाखेरि कसैले सबैले नै खालि यो देखाउनको लागि मात्रै गरे भनेर भन्दाखेरि पनि सही विश्लेषण हुँदैन। केही आयोगहरूले असाध्यै इमान्दारीपूर्वक खटेर काम गर्नुभएको र जग्गाहरू वितरण गर्नुपर्ने भएको देखिन्छ र आफ्नो अभिलेख पनि राम्रोसँग राखेर कसलाई कति जग्गा दिएको हो, कहाँ जग्गा दिएको हो, आफ्नो आयोगले कति काम गर्यो भनेर प्रगति प्रतिवेदन पनि मन्त्रालयमा बुझाएको आयोगहरू पनि देखियो। कोही कोही चाहिँ काम गर्नको लागि भन्दा पनि खालि हामीले यो मुद्दाहरूमा उठाइरहेका छौँ, हामी गर्न खोजिरहेका छौँ भन्नेदेखि लिएर आफ्ना कार्यकर्ताहरूलाई, आफ्ना नेताहरूलाई काम गराउनको लागि पनि असाध्यै फितलो तरिकाबाट आयोगहरू गठन भएको र आयोगहरू गठन भइसके पछाडि उहाँहरू यो सुकुम्बासीको व्यवस्थापनको काममा भन्दा पनि आफ्नै व्यवस्थापनमा लागेको चाहिँ पनि देखिन्छ। दुइटै खालको चाहिँ अवस्था छ। अब अहिले यो पछिल्लो अवस्थामा बनेको आयोगको बारेमा र जिल्ला समितिहरूको बारेमा त मैले अलिकति थोरै पनि कुरा राखेँ र खास चाहिँ नै अहिलेको भनेको एउटा कानुनी रूपमा व्यवस्था भएको र कानुनलाई कारण गर्ने अधिकार प्राप्त गरेको आयोग गठन भएर काम भइरहेछ। तर यो आयोगमा पनि अलिकति अनुभव भएको गर्न सकिने मान्छेहरूको संख्या चाहिँ कम देखिन्छ। तर अहिले जे तरिकाबाट प्रयासहरू सुरु भइरहेको छ, तपाईँको मूलत मलाई के विश्वास छ भने स्थानीय तहमा आधारित जुन सहजीकरण समितिहरू बनेर काम भइरहेछ उहाँहरूलाई नापजाँचको अधिकार छैन। उहाँहरूलाई नापजाँचको अधिकार दिएर काम गर्ने हो भने स्थानीय सरकारको यो समस्यालाई समाधान गर्छौँ भन्ने किसिमको हुटहुटी पनि देखिन्छ, त्यहाँबाट समाधान हुन सक्छ जस्तो मलाई लाग्छ। र यसमा मैले एउटा थप कुरा के भन्न चाहन्छु भने यो मात्रै समस्यामा होइन, हरेक समस्यामा स्वयं भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सङ्गठित रूपमा निरन्तर नलागेसम्म यो समस्याको हल जतिसुकै राम्रो कानुन र जतिसुकै राम्रो मान्छेहरू बने बसेको आयोग बनेछ भने पनि यो समस्या समाधान हुँदैन। यसमा सोही वर्ग नै एकदमै चनाखो भएर लाग्नुपर्ने हुन्छ। यो प्रक्रिया पनि तपाईँको सुरु भएको छ, सायद अबको यो अलिकति हामीले राम्रोसँग दबाब दिन सक्यौँ भनेदेखि चाहिँ केही कानुनी अडचनहरू छ त्यसलाई फुकाएर जाँदाखेरि यो समस्याको हल हुनसक्छ, त्यसतर्फ गएको छ। तर अहिलेको प्रयास मात्रै पर्याप्त हो भन्ने चाहिँ मलाई लाग्दैन, योभन्दा बढी नै प्रयास र इमान्दारी त आवश्यक छ। र यसमा एउटा अलिकति ठोस खालको यो समस्यालाई समाधान गर्ने भन्ने किसिमको विषयमा अलिकति बहस पनि अझै बढाएर लिएर जानुपर्नेछ। हाम्रो रामबालजीले राख्नुभएको कुरामा चाहिँ तपाईँले भन्नुभएको कुरा ठिक हो, त्यो कुनै पनि ऐनमा या कानुनमा या तपाईँको कार्यविधिहरूमा यो ठुलो सङ्ख्यामा रहेको अपाङ्ग समुदायलाई चाहिँ कसरी न्याय गर्ने भन्ने बारेमा केही प्रश्नसँग लेखिएको छैन। खालि एउटा सकारात्मक पहल चाहिँ के भने पहिले चाहिँ स्थानीय जिल्लामा गएर निवेदनहरू दिनु पर्थ्यो भनेदेखि यसपालि लगत सङ्कलकहरू स्थानीय तहले तालिम दिएर घर दैलोमा परिचालन गरेको छ, यसलाई पनि एउटा सकारात्मक रूपमा लिनुपर्ने हुन्छ। र अति समस्या भोगेका समुदायहरू त्यो भूमिहीनहरूमा पनि सबभन्दा बढी भूमिहीन र जुन हिसाबले हेर्दाखेरि एउटा अपाङ्ग एकल महिला यी समुदायहरूलाई कसरी न्याय गर्ने भन्ने कुरामा चाहिँ अलिक बढी नै छुट्टै खालको विशेष एउटा इकाइ नै बनाएर आयोगहरूले काम गरेन भने यो वर्ग चाहिँ छुट्ने, फेरि पनि खास तलको भुइँको पिँधको मान्छेले जग्गा नपाउने र फेरि झन् अहिलेको भन्दा त्यहीभित्र पनि अर्को एउटा खाल खडा हुन सक्ने सम्भावनाप्रति चाहिँ हामी जनाएको हुनुपर्छ।
1: हजुर, दैलेखबाट उमाकान्त अधिकारी हुनुहुन्छ। हेलो उमाकान्त जी, नमस्कार। हेलो हेलो उमाकान्त अधिकारी हुनुहुन्थ्यो दैलेखबाट, उहाँसँगको टेलिफोन सम्पर्क विच्छेद भएको छ, हामीले राम्रोसँग आवाज उहाँको सुन्न सकेनौं। तपाईँ आजका अतिथिलाई आफ्ना प्रश्न जिज्ञासा राख्न सक्नुहुन्छ, त्यसका लागि अघि हामीले तपाईँलाई नम्बर दिइसकेका छौं। हजुर, यो जुन अब बेला बेला जब जब निर्वाचन आउँछ तब तब यस्ता समस्याहरू हामी फेरि पनि पूरा गर्छौं भनेर चाहिँ आश्वासन चाहिँ दिन्छन्, अब पहिलेको भन्दा केही काम पनि गरिरहेको छ, अब खासमा अहिलेका उम्मेद्वारहरूले जुन अब विजय हुँदै हुनुहुन्छ, अबको हाम्रो सांसद बन्दै हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ के गरिदिन पाए अथवा उहाँहरूले अहिले तत्काल गर्नुपर्ने सुकुम्बासीहरूका लागि काम चाहिँ के देख्नुहुन्छ तपाईँ?
3: पहिले त म अब अहिले त उहाँहरूलाई फुर्सद छैन, तर उम्मेद्वारहरू जो चुनावमा उठ्नु भएको छ उहाँहरूले अहिलेको यो सुकुम्बासी समस्यालाई व्यवस्थापन गर्ने अहिलेको विद्यमान हाम्रो कानुनमा कस्तो व्यवस्था छ, नियमावलीमा कस्तो व्यवस्था छ भनेर राम्रोसँग अध्ययन गरिदिनु भए राम्रो हुन्थ्यो जस्तो लागेको। उहाँहरूले अहिले कतिपय समुदायमा जग्गा दिन नसकिने ठाउँमा पनि हामी जग्गा दिन्छौँ भनेर बोल्नु भएको चाहिँ देखियो। जस्तो चाहिँ जोखिम क्षेत्रमा बसोबास गरेको ठाउँमा बसोबास गरेको मान्छेलाई हामी त्यहीँ जग्गा दिन सकिने अहिलेको विद्यमान कानुन छैन र दिनुपर्ने हुँदैन, उहाँहरूलाई अर्को सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ भनेको एउटा त पहिले अध्ययनलाई नै एउटा विषय बनाउनुपर्छ जस्तो मलाई लाग्छ। अर्को चाहिँ यो काम गर्नको लागि तपाईँको अहिलेको केही कानुनी व्यवस्था र केही नीतिगत व्यवस्थाहरूमा समस्या छ। जस्तो अहिले पनि भनियो तपाईँको जग्गा छ तर त्यो जग्गा घर बनाउन योग्य छैन, अथवा जग्गा छ चाहिँ तपाईँको तिन चारवटा परिवार भाइहरू हुनुहुन्छ उहाँहरूलाई एकै धुर पनि जग्गा भागमा आउँदैन, यस्तो परिवारलाई कसरी सम्बोधन गर्ने? अनि त्यस पछाडि गएर तपाईँको यो जोखिम क्षेत्रमा बसोबास गरिआएका अव्यवस्थ बसोबासीहरूलाई एकै वर्गमा राखेर हेरिएको छ। त्यसलाई मेरो अनुभवमा दुईवटा वर्गमा राख्नुपर्छ, एउटा वर्ग भनेको त्यहाँ राख्न नसकिने, अर्को चाहिँ त्यसलाई चाहिँ तपाईँको अरू कुनै सुरक्षाको मापदण्डहरू अप्नाएर तटबन्धहरू बनाएर आदि इत्यादि गरेर राख्न सकिने, यस्तो किसिमको कानुनी सुधारमा उहाँहरूको ध्यान जानुपर्छ। र यो कामको लागि तपाईँ सुरुमा पनि भन्नुभयो जुन किसिमको कामको गहिराइ हो, स्रोत र साधनहरू चाहिँ एकदमै कम छुट्याउने गरिन्छ यसमा। तपाईँको एउटा त्यसो भएको हुनाले यो कामको लागि ठुलो प्राविधिक जनशक्ति पनि चाहिने भएको हुनाले प्रशस्त रिसोर्सहरू स्रोतहरू पनि छुट्याउने र कानुनमा भएको अडचनलाई फुकाइदिने काम गर्यो भने यो समस्याको हल हुन सक्छ।
1: अहिले यहाँले यो चुनावको लागि विभिन्न राजनीतिक दलले ल्याएका घोषणा पत्र पनि हेर्नुभयो होला, घोषणा पत्रमा सुकुम्बासीका मुद्दालाई समेटेको बारेमा चाहिँ के भन्नुहुन्छ, कस्ता कस्ता उहाँहरूले समेटेको पाउनुभयो विषयहरू?
3: लगभग मैले प्रमुख भनिएका सबै राजनीतिक पार्टीहरूको पनि घोषणा पत्र हेरेँ। अहिले तपाईँको स्वतन्त्र उम्मेद्वारहरूको पनि केही घोषणा पत्रहरू प्रकाशन भएको छ, त्यसलाई पनि हेरेँ। त्यसमा मूलत एउटा आवासको अधिकारको कोणबाट जग्गा नहुने सुकुम्बासी परिवारलाई एउटा घडेरी उपलब्ध गराउने कोणबाट धेरै कुराहरू आएको र कतिपय दलहरूले यो समस्याको गहिराईलाई ठम्ब्याउन नसकेको पनि मैले देखेँ। खास अहिले

0: देखिँदैन। तर एउटा सकारात्मक कुरा के छ भने सबैजसो पार्टीहरूले यो मुद्दालाई छोड्नु भएको छैन, त्यसको बुझाइ त्यसको लेखाइको गहिराई फरक फरक भए पनि यो मुद्दालाई छोड्नु भएको छैन। अघिल्ला चुनावहरू हेऱ्यो भनेदेखि चाहिँ धेरैले यो समस्यालाई एउटा सामान्य एक लाइनको रूपमा मात्रै लिने अवस्था थियो भने अहिले चाहिँ अलिक बढी नै अलिकति सचेतता अपनाएको हो कि जस्तो पनि देखिन्छ।
1: हजुर, यो नेपाल बसोबास बस्ती संरक्षण समाजले चाहिँ देशव्यापी रूपमा एकपटक चाहिँ नो भोट नो लाल पूर्जा भन्ने अभियान पनि चलायो होइन। अब यो यस्तो अभियान चलाउँदैमा अब समस्या समाधान त हुने होइन, उहाँहरूको माग त पूरा हुने होइन, होइन? यो अभियानलाई चाहिँ कसरी हेर्नुहुन्छ? अहिले चाहिँ त्यो अभियानले के गरिरहेको छ?
0: मैले चाहिँ त्यो अभियानलाई एउटा सकारात्मक रूपमा हेरेको छु, किनभने बहुदल आउन साथ यो समस्या हल होला भनेर अपेक्षा गरेको, अनि त्यस पछाडि भएन, त्यस पछाडि नयाँ संविधान अनि आयो, विभिन्न आन्दोलनहरू भए, अहिले पनि 72 सालमा संविधान बन्यो, कति वर्ष भइसक्यो, यो समस्या समाधान नभइसके पछाडि एउटा दबाव मूलक कोणबाट त्यो काम उहाँहरूबाट गर्नुभएको हो। यद्यपि उहाँहरूले चुनावी बहिष्कार गर्नुभएको होइन र गर्नुहुन्छ जस्तो मलाई लाग्दैन र गर्नु हुँदैन पनि। र एउटा प्रश्नमा आज के कुरा भन्न चाहन्छु भने हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भूमिन सुकुम्बासी समुदायले पनि भाग लिनुपर्छ र अहिले आफ्नो क्षेत्रमा उठेका मध्ये यो मुद्दालाई राम्रोसँग सम्बोधन गर्न सक्ने र आज को आश्वासनलाई होइन कि हिजो उहाँहरूको गतिविधि कतिपय चाहिँ बस्ती उठाउन चाहिँ डोजर लिएर आउने मान्छेहरू पनि अहिले चुनावमा उठ्नु भएको छ, त्यसलाई त चिनेर कम्तीमा पनि उसलाई भोट दिनु भएन र एउटा इमान्दार तुलनात्मक रूपमा यो मुद्दालाई राम्रोसँग बुझेको उम्मेद्वारलाई भोट दिने काम एउटा गर्नुपर्ने हुन्छ हामीले। अर्को कुरा, जसरी अहिले यो चुनावभन्दा अगाडि जुन किसिमको सक्रियता भूमिहीन सुकुम्बासी समुदायहरूमा देखिएको छ, चुनाव जितेको भोलिपल्टदेखि पनि यत्तिकै निरन्तरता तपाईँको आन्दोलनहरू अभियानहरू भयो र यो सरकारले थालेको कामलाई एउटा सठिक तरिकाबाट हामीले सघाउन सक्यौँ भनेदेखि सायद अबको 4-5 वर्षभित्रमा चाहिँ एउटा यो समस्या पूर्ण रूपमा सम्बोधन नभए पनि एउटा सन्तोष गर्न सक्ने स्थितिमा चाहिँ पुग्छ जस्तो मलाई लाग्छ। त्यस कारणले गर्दाखेरि हामीले यो अहिले बस्ती बसोबासले गरेको जुन आन्दोलन छ त्यो चाहिँ एकदम सान्दर्भिक हो, जसले गर्दाखेरि चाहिँ एउटा यो मुद्दालाई उठाउन मद्दत पुगिरहेको छ, उम्मेद्वारहरूलाई पनि यतिसम्म बोल्न पर्ने अवस्था बनेको छ। त्यसबाहेक भूमि अधिकार मञ्चले पनि विभिन्न जिल्लाहरूमा अभियानहरू गरिरहेको छ, तर एउटा सचेत नागरिक भएको कारणले गर्दाखेरि हामीले चुनावमा चाहिँ सक्रियतापूर्वक भाग लिएर अझ नत्र हामीले यदि चुनावमा सक्रियतापूर्वक भाग लिएनौँ भने हामीले फेरि चुनाव पछाडि हामीले यो मुद्दालाई बलियोसँग उठाउन सक्ने आधार नभएको हुनाले त्यो कुरामा पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: भनेपछि हामीले नो भोट भन्दा पनि व्यक्ति हेरेर आफ्नो मुद्दा कसले सम्बोधन गर्न सक्छ त्यो व्यक्तिहरूलाई जिताउनुपर्छ। हजुर, हामी कार्यक्रमको लगभग अन्तिमतर आइसकेका छौं। अब यो जुन अहिले हामीले नेपालमा भूमिविहीनहरूको सुकुम्बासीहरूको अवस्था अहिले यो विषयमा कुराकानी गर्यौं, अहिलेसम्म भन्नै पर्ने र भन्न मैले तपाईँलाई सोध्न छुटाएको केही भन्नु बाँकी छ?
0: धेरै कुराहरू हामीले छलफल गऱ्यौँ र यो धेरै एउटा लामो समयदेखि अत्यन्त एउटा गुजल्टिएर रहेको, अहिले तपाईँले चुनावको समयमा हेर्नुभयो भने पनि जहाँसुकै जानुहोस् खास गरी तराई र मधेसका जिल्लाहरूमा यो एउटा ठुलो समस्याको रूपमा रहेको छ र यसलाई चाहिँ अब राजनीतिक दलहरूले उम्मेद्वारहरूले अहिले चुनावमा पनि एक किसिमको बाचा गर्नुभएको छ तर त्यो बाचालाई चाहिँ यसपालि पुरा गर्ने गरेर र समस्यालाई यो खालि यसपालि चाहिँ गएर म यसो गर्छु उसो गर्छु भनेर भन्ने भन्दा पनि त्यो स्वयं सुकुम्बासीहरूको समस्यालाई पनि राम्रोसँग सुनिदिने मात्रै प्रयास गर्नुभयो भने पनि राम्रो हुन्छ जस्तो लाग्छ र यो समस्यालाई समाधान गर्नको लागि एउटा नीतिगत तहमा र सरकारको तहबाट त प्रयत्न हुन नै पर्यो र राजनीतिक पार्टीमा पनि एउटा सघन खालको गहिरो खालको बहस जरुरी हुन्छ र यो स्वयं सुकुम्बासी भूमिहीन अव्यवस्थित बसोबासीको तर्फबाट पनि एउटा सचेत खालको प्रयास जरुरी हुन्छ। सबैजना मिलेर यो समस्यालाई हल गर्नेतर्फ हामी जानुपर्छ। मैले भन्न खोजेको कुरा के भने हो, यो समस्या धेरै लामो समयदेखि जकडिएर रहेको छ तर पछिल्ला केही प्रयास

0: सकारात्मक छन्, पर्याप्त छैन। यसमा टेकेर स्थानीय सरकार समेतको तपाईँको अगुवाईमा यो कामलाई अगाडि लिएर गयो भने सायद अब आउने चुनावमा योभन्दा अलिक भिन्न खालको उहाँहरूको जाने भनौँ न आर्थिक स्थितिको बारेमा, सामाजिक स्थितिको बारेमा छलफल गर्न पाइने अवस्था बनाउनेतिर हामी सबैजना लागौँ भन्ने मेरो चाहिँ भनाइ छ।
1: हुन्छ जगतज्यू, यहाँले आफ्नो व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो र आफ्ना कुराहरू राखिदिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद।
0: हस्, मलाई यो अवसर दिनुभयो, मैले आफ्नो कुराहरू केही राख्ने मौका पाएँ, केही साथीहरूको विचार पनि सुन्ने मौका पाएँ, यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।
1: हवस्, नेपाल चौतारीको अर्को अङ्कमा निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ हामी मंगलबार आउने नै छौं। तबसम्मका लागि आजका अतिथि, उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 90।
2: ओइ कान्छी, के गरेस्तो?
3: हजुर, के गरेर मैले?
2: हेर त, सबै हिलो छिट्यो। अलि बिस्तारै गर,
3: बिस्तारै गरेर जाँदैन कि त, हेर न कस्तो फोहोर छ।
2: फोहोर त हुने भइगयो नि, मैले गोठमा धेरै समय दिन पाएकै छैन। कहिले मासकोट जाऊ, कहिले कता जाऊ, भ्याइ नभ्याइ छ।
3: अनि तपाईँ नभएको बेला नेतृ दाइले गर्नुहुन्न?
2: गरिहाल्छ नि तिमीले,
3: गरे जस्तो गर्छन् भन्नु न बरु।
2: त्यही भएर त मारेन।
3: हेर्नु नि दाइ, नेतृ दाइ गोठमा बस्नै खोज्नुहुन्न आजकल। हिजो पनि हाम्रो स्कुल अगाडिको चिया पसलमा हुनुहुन्थ्यो।
2: त्यस्तै हुन्थ्यो नि। साँच्ची तेरो पढाइ कस्तो चल्दैछ कान्छी?
3: राम्रो हुँदैछ दाइ, कोर्स कति गइसकेको रहेछ हेर्नु, कभर गर्न अलिक गाह्रो भने।
2: त्यसो भनेर कहाँ भएर, मेहनत गर्नुपर्छ है।
3: मेहनत त गरिरहेको छु दाइ, तपाईँलाई थाहा छ दाइ, मलाई डागी सरले कस्तो हेल्प गरिरहनु भएको छ नि।
2: ए हो र?
3: मैले त सोचेको पनि थिइनँ डागी सरले मलाई त्यस्तो सपोर्ट गर्नुहुन्छ भनेर।
2: हो,
3: अहिले त हेर्नु, कसैले मलाई केही नराम्रो गर्यो भने पनि सरले गाली गरिदिनुहुन्छ। सरको डरले गर्दा कसैले मलाई केही पनि भन्न सक्दैन आजकल।
2: अघि बसी भन्दा छिटो आउनु भयो नि दाइ।
4: आज अलिक छिटो निस्क्यौँ कि भनेर।
2: किन दाइ?
4: एउटा सानो काम थियो त्यसैले।
2: कान्छे बाख्राले घाँस हाल त। कस्तो काम दाइ?
4: एउटा सानो काम छ घर दबारको।
2: लेनदेनको हिसाब किताब गर्नु छ क्या हो दाइ?
4: होइन होइन, के पैसाको कारोबार हुनु। आमाको औषधि सकिएको छ, त्यही लिन जाउँ कि भनेर।
3: सोगा दाइ, ठुली खैरी त छैन नि त, बिर्सनु भएको हो? कहाँ गयो त
2: खै? नेत्र दाइलाई थाहा छ कि?
4: मलाई राम्रोसँग हेर्न, त्यतै छ होला त्यहाँ।
3: हेरिसके, सबै धेरै हेरिसके, कहीँ छैन त।
4: अब यत्र बाख्राको भिडमा तैँले एकैछिनमा खोजिस् त।
3: त्यसको घाटीको कालो टाटो छ के, टाढैबाट चिनिन्छ। हेर्नु त, त्यहाँ त्यस्तो बाख्रै छैन। त्यहाँ
2: ठुली खैरीले आज चराउनु लग्नु भएको थियो कि थिएन नेत्र दाइ?
4: लानु त सबैलाई लगे भनेरै लगे हो, त्यो पनि सँगै हुनुपर्ने जस्तो त लाग्छ है।
2: कि त्यसलाई पनि चितुवा लग्यो
4: हो कि क्या त? तिनीहरूलाई छोडेर म पाखातिर घाँस काट्न थालेँ, खै लग्यो कि?
2: यसो विचार गर्नुपर्छ नि दाइ, चराउन लग्दा मात्रै सातवटा बाख्रा हराइसके, यसरी कसरी हुन्छ खै?
4: अब जङ्गलको छेउमा चराउनु लानु छ, चितुवाले झम्किहाल्छ कि चराउनै नलाउनु पर्यो।
2: चराउनु त अरूहरूको पनि लान्छन्, चितुवाले हाम्रो बाख्रा मात्रै लान्छ? होइन, चितुवालाई हाम्रो बाख्रा मात्र मनपर्दो रहेछ कि क्या हो कान्छी?
3: खै मलाई के थाहा।
2: एउटा कुरो मैले बुझिनँ नेत्र दाइ, चितुवाले हाम्रै बाख्रा हो भनेर कसरी छुट्याउँदो रहेछ? त्यहाँ अरूले पनि बाख्रा चराएका हुन्छन्, उनीहरूको लग्दैन त।
4: अब त्यो कुरा चाहिँ त चितुवालाई नै गएर सोध्छौ गा। मैले जानी जानी हाम्रो बाख्रा खा भनेर त्यसको मुखमा लगेर हालिदिए त छैन।
2: चितुवाको मुखमा नहालिदिए पनि तल्लो गाउँको सानो कान्छाको मुखमा हालिदिनु भयो कि?
4: सानो कान्छो के भन्छ यो?
2: मैले तपाईँको सबै कुरा थाहा पाइसकेँ दाइ।
4: के कुरा?
2: त्यही तपाईँ र सानो कान्छाको बाख्राको लेनदेनको कुरा।
4: के रे?
2: तपाईँलाई व्यापारमा इन्ट्रेस्ट रहेछ दाइ, मैले तपाईँलाई जागिरमा राखेँ। यसो गर्नुहोस्, तपाईँ व्यापार नै गर्नुहोस्।
4: के भन्छ यो?
2: मैले तपाईँलाई इमान्दार हुनुहुन्छ भनेर विश्वास गरेको थिएँ दाइ, तर तपाईँले नै बदमासी गर्नुभयो। अब म तपाईँलाई विश्वास गर्न सक्दिनँ। तपाईँ भोलिदेखि काममा नआउनु भयो हुन्छ दाइ, तपाईँको हिसाब किताब त्यही बाख्रामै सकिसक्यो।
5: यो किसान कहाँ गएछ यति बेलासम्म? आउँदैन त, यहाँ मान्छेलाई तल तल लगाइसक्यो। फोन गर्त आइस, किसानलाई फोन गरेर त्यो विवेक दाइले भनेको चिज लिएर छिटो मुल्टी भन्। अरे घर न,
6: त्यसलाई त टाइम लाग्छ रे हो। त्यसको उहाँ दिदी भिनाजु आछन् रे, अघि आफै फोन गरेको थियो।
5: कस्तो स्याल रहेछ यार, अनि त्यो दिदी बिना भनेर चाहिँ को हो फेरि? सरलाको बुढाबुढी?
6: त्यही तपाईँकै एक्स अलि अझ डेन्जर एक्स भनौँ न।
5: उहाँ यार, केटी चाहिँ लास्टै डेन्जर हो। मैले केटीहरू यति धेरै सङ्गत गरेँ, तर सरलाई जस्तो डेन्जर केटी चाहिँ अहिलेसम्म देखाएको छैन ल।
6: अनि तपाईँहरूको त फेरि अस्ति पनि परे रे त है?
5: कोसँग? सरलासँग।
6: त्यस्तै सुनेको थिएँ त, खास के हो भन्नु त?
5: केही भा होइन, त्यति साह्रो म पार्कमा बसिरहेको थियौँ, अनि सरलाहरू उसको साथीहरू पनि त्यहीँ आएको रहेछन् फेरि। अनि रितिसालाई बोलाएर के हो के भाव हो र सोध्दै रहेछ।
6: कुराकानी मात्रै?
5: अँ, अरू के हुनु त?
6: मैले त अर्कै सुनेको थिएँ त।
5: के सुनेको थिएँ सर?
6: तपाईँहरू पार्कमा हुँदै गर्दा सरलाले रितिसालाई बोलाएर उता लगेको रे होइन?
5: अनि मैले पनि त्यही त भनिरहेको छु नि। अनि के भनिरहेको छु त? अनि
6: पख्नु न, म भन्दैछु
5: के।
6: अनि सरला र रितिसा बिच कुरा भइसकेपछि रितिसाल त आएर तपाईँलाई त तेरो असली रूप बल्ल थाहा पाए भन्दै मुखमा थुक्दै हिँड्दै गरे त
5: कुराहरू पुरै हावा गफ दिन्छन् यार।
6: हावा गफ न भन्नु न, यहाँ लाइभ देखा मान्छेले भनेको छ मलाई।
5: त्यस्तो वायात गफ दिएछ फेरि कुन्चाइले। छाड्दियो अब यस्तो कुरा। अब उसको पनि बिहे नै हुने भइसकेछ, पुरै सक्यो नि।
6: पुरै सक्यो होइन, सरलाले तपाईँलाई अझै छोड्नेवाला छैन।
5: अब त म पनि के हेरिराखौँ लाएर।
6: तपाईँले विवेक दाई के गर्न सक्नुहुन्न? महिना दिन हुन थालिसक्यो, राम्रोसँग हिँड्न त सक्नु भएको छैन।
5: चुप लाग्। मलाई मेरो खुट्टा के जहिले यस्तै होला र, एक दिन त सन्चो होला नि।
6: खै, तपाईँको खुट्टा अब ठिक होला जस्तो छैन। चोट झन् ठिक होला भनेको त झन् ठुलो भए जस्तो देख्छु।
5: बिस्तारै निको होला नि।
6: कि तपाईँलाई सुगर लागेछ र हौ?
5: फेरि जान्ने पल्ट्यो। मान्छेले यस्तो टेन्सन छ, जिस्काउँछ यार।
6: किन जिस्किनु? सही कुरा त गरेछ नि।
5: यो उमेरमा सुगर लाग्छ त अनि? आजै सुगर लाग्यो भने बिहेपछि के गर्नु यार मैले?
6: हेर्दै बस्दै गर्ने।
5: तैँले त्यही भन्छस् भन्ने चाहिँ लागिरहेको थियो मलाई। तर मैले पहिले नै चेकअप गराइसकेको छु क्या, यो सुगर सुगर केही छैन, डाक्टरले सब ठिक छ भनेको छ।
6: सुगर छैन भने किन तपाईँको घाउ निको हुँदैन त? कि तपाईँलाई अरू नि केही भएर?
5: कस्तो अरू केही?
6: तपाईँको वेट पनि कति रे? 7 कि 9 केजी घट्यो भन्नुभयो अरे।
5: अँ, 9 केजी घटेको। किन?
6: यो सबै हेर्दा तपाईँलाई अर्कै रोगले सताएको हुनसक्छ है। खासै राम्रो लक्षण त देखेको छैन मैले।
5: के लक्षण हो फेरि? मला अचेल दाई जिम नगएर हो क्या? जिम गएर डाइट साइट पेल्न थालेपछि हेरेस् कति बढ्दो रहेछ।
6: खै, मलाई त शङ्का लागेछ।
5: मलाई त तैँले अहिलेसम्म शङ्का बाहेक के नै अरू गर्न जानिस् र। चिन्ता नगर, जिम जोइन गरेपछि तेरो सबै शङ्का चैट हुन्छ।
6: चैट हुन्छ कि? मैले भनेको कुरा ठिकै रहेछ, आफै थाहा पाउनुहुन्छ।
5: के ठिक हुने भन्छ यो? के भन् त?
6: तपाईँलाई एउटा कुरा याद छ?
5: सबै याद छ, के भन्न।
6: एकपटक मलाई चिलाउने रोग भए बेला डक्टरले मेरो एचआइभी पनि चेक गरेको कुरा भनेको थिएँ त।
5: अँ, भनेको थिइस्। अब के भयो त?
6: मैले त्यसै बेला याद गरेको थिएँ कस्तो कस्तो कन्डिसनमा एचआइभी टेस्ट गर्दा रहेछन् भन्ने कुरा।
5: अनि के भयो त? तैँले मलाई के एचआइभी लाग्यो भन्न खोजा?
6: नभएको पनि हुनसक्छ, तर एकपटक चेक गराए के भयो त? तपाईँ त झन् पहिल्यैदेखि उत्ति गर्दै हिँड्नु भए, अनि लक्षण पनि उस्तै छन्।

0: नानी यता यता यता यता छोरी
1: सुन्नु है बाबा, मेरो गाडी आउँदैछ।
0: त्यो गाडी खेल्ने ठाउँ त आँगन हो के खासमा? ओ सन्देश, टक्क लाएर मैले बनाएको गाडीलाई तैँले मेरो गाडी भन्ने?
1: माथिको माथि हजुरले बनाएको यो टायर मैले फेरिसकेँ।
0: लौ अनि किन फेरेको त पाङ्रा? टक्क लाएर त्यही काठकै पाङ्रा गुडिरहेको थियो त।
1: त्यो काठको पाङ्रा थियो कि, अनि मैले रबरको हालेको नि, कति सजिलो कुद्छ अब।
0: ए ल ल ल, गजब भएछ। तर अलि उतै परे खेल है बाबु, यहाँ बैला लाग्न सक्छ। गाडीको पाङ्राले बैला चोट लायो भने त घाउ हुन्छ नि फेरि। अनि त्यो पाङ्रो बनाएको चप्पल चाहिँ कहाँ भेटाइस् नि तैँले?
1: घरमै थियो।
0: घरमै? अनि तैँले आफैले बनाएको
1: हो? मैले बनाएको। काठको पाङ्रा बनाउनु भन्दा चप्पल पाङ्रा बनाउनु त कति सजिलो भयो।
0: स्याबास छोरो, जे भयो नि मेरो छोरो क्रिएटिभ हुँदैछ अब। टक्क लाएर
2: यसका हात फेदैदेखि बाँचे पनि हुने के भन्नु अरे।
0: होइन, घाम डाँडामा बस्ने बेला कसलाई हो यसरी सराप्ने फेरि?
2: कसलाई हुनु नि, मेरा दुईवटै चप्पल काटकुट पारिदिने न हो सरापेको मैले।
0: होइन, दुईवटै चप्पल काटिदियो अरे, कुन चाहिँ चप्पल हो?
2: ए कति जोड चप्पल किन्ने छ तैँले के भनेदेखि, यही एक जोड चप्पल त छ नि हात्ती चाप। हेर्दै हेर्दै
0: लौ मार्यो, दुई दुईवटा चप्पल बिच बिचबाट काटेर भन्न पो पार्दैछ त। ए सन्देश, तँ तेरो गाडी लिएर तल आँगनमा खेल्न जा त बाबु, छिटो जा।
1: हस्
2: बस बस, यसले त काटेन कतै मेरो चप्पल के भनेदेखि। ए सन्देश, गाडीको पाङ्रो केले बनाएछ भन् त?
1: केले नै होइन।
2: ऊ ल हेर, भन्दै त छु, यही साई दिवाली पो काटेर मरेछ त मेरो चप्पल। अहिले फर्केर यही माथि त आउलास् नि के भनेदेखि, मैले जानेछु तँलाई के
0: गर्नु। आमा भइगयो, अब काट्नु काटिहाल्यो, अब रिसाएर के काम?
2: नरिसाएर के आरती उतारौ त तेरो छोरोको? बदमास त थियो थियो के भनेदेखि, अब त झन् बाउको साथ पाएपछि डाका के सरदार हुने भयो अब।
0: नरिसाउनु न आमा, टक्क लाएर एक जोड चप्पल मै किनिदिउँला नि बरु तपाईँलाई।
2: बरु रे, अन तेरो छोरोले काटेको चप्पल तैँले नै उकिन्ने के भनिदिनु, अरू को छ र मेरो यहाँ?
0: भइगयो नि त उसै, अब यो पटुको समय समय तिन बित्त माथि किन उफ्रिरहनु भएको छ? अब
2: नउफ्रिएर के गरौँ त के भनेदेखि, यस्तै बदमासी चुनिँदै चुनिँदै गएर एक दिन चाहिँ एक नम्बरको फटा हुन्छ, अनि पछुताउनु भन्दा पहिले नै तह लगाऊ यसलाई।
0: तह लगाउने भने चाहिँ के हो कि आमा, फेरि जहिले यही भन्नुभएको छ, जहिले यही भन्नुभएको छ।
2: एकातिर देउताले दोख देखाएको देखाइछन्, तिमीहरू पाठ पूजा त परको कुरा, छोइ छिटो पनि बाँधिनौ कि भन्ने शङ्का छ मलाई।
0: यो के कुरा हो फेरि नयाँ फन्डा?
2: नयाँ होइन, पुरानै कुरा हो के भनेदेखि, मैले अस्ति छोइ छिटोको कुरा गर्दा जगरसँग समेत मेरो झगडा परेको छ। कुल धर्म संस्कार जस्तो कुरामा म चाहिँ चुप लागेर बस्दिनँ, कुल बिग्रियो त सन्तान बिग्रिन्छ।
0: के गर्ने भन्नुभएको छ र चुप लागेर नबसेर? टक्क लाएर कहिले बोको काट्छु कहिले पाठो काट्छु त भन्नु भएको छ नि जहिले।
2: मसँग ठटा नगराई उत्सव, आमा हुँ म तेरी, मैले भनेको मानेर त गर्दैनस् के भनेदेखि, बिसपल्ट भन्दा धेरै सम्झाइसके कसैले सुनेन, अब म आफै के गरी हुन्छ यसलाई तह लाउँछु म।
0: होइन, के तह लगाउनुहुन्छ आमा तपाईँले, कसलाई तह लगाउनुहुन्छ? बच्चा बच्चीलाई कसरी सुधार्नु पर्ने रहेछ भन्ने कुरा मैले बल्ल बुझ्दैछु, तपाईँले सन्देशलाई छोएर मात्र देखाउनुहोस् त।
3: नमस्कार, म अचामबाट बोल्छु ढुङ्गाना। कार्यक्रम ग्रुप एकमा फल मलाई एकदमै राम्रो लाग्छ, यो कार्यक्रम म सधैँ सुन्ने पनि गर्छु। म मात्र नभएर यो कार्यक्रम मेरा घरका सदस्यहरूले पनि सुन्छन् र मेरा साथीहरूले पनि सुन्ने गर्छन्। नाटकमा मलाई सबैभन्दा बढी मनपर्ने पात्र भनेको खुसबु र कुसुम। खुसबु हरेक कुरालाई एकदमै सकारात्मक दृष्टिकोणबाट हेर्छिन्, उनको पढाइदेखि लिएर क्रिकेट प्र्याक्टिस, घर परिवार र साथीसँगको व्यवहार पनि मलाई एकदमै राम्रो लाग्छ। कुसुमको जीवनीबाट चाहिँ हामीले सानै उमेरमा विवाह गर्दा पछि के कस्ता समस्याहरू भोग्नुपर्छ, विवाह गरिसकेपछि कुरा नमिल्दा फेरि घरमा आएर बस्दा समाजबाट कसरी अपहेलित भइन्छ, त्यस्तो गर्नु राम्रो हो कि होइन, यी थुप्रै कुराको जानकारी पाउन सकिन्छ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले सुरु गरेको छ? यसको सही उत्तर हो रङ्गमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 60।
2: छी उत्तम दाई, कस्तो हँसाउनु भयो। कुरा साँच्ची के हो कि हामीलाई हँसाउनलाई मात्र भन्नुभएको हो?
3: कस्तो नपत्याएको हो, साँच्चै हो भने नभएको कुरा भन्छु त।
4: उत्तम बाबुको कुरा नपत्याउनु है इन्दु, हँसाउनका लागि जे पनि भन्नुहुन्छ।
3: भरे गएर आफ्नो सासूआमालाई सोध त इन्दु, उत्तम दाईले यसो भन्नुभएको थियो हो कि नै भनेर।
2: त्यही त, उत्तम दाई सानो छँदा तपाईँको माटोको गाग्री फुटाएको रे, उल्टै लडेर आफैले लगाएको धोतीले मुख छोप्यारे, हो आमा भनेर सोध्ने नचाहिने कुरा।
4: यिनीहरूले त्यसो भनेर सोधी भने त गुरुदेवी काकीले भाटा लिएर लकेटिनु होला।
5: के हो तपाईँहरू त रहरै लाग्ने गरी हाँस्दै हुनुहुन्छ त।
3: ए सौगात, यसो पुरानो कुरा सम्झ नि।
5: ए म त ढिला भयो भनेर त गुर्दै आएको, भर्खर हामी पाँचजना मात्रै जम्मा भएछौँ त।
3: त्यही त भनेको, टाइम भन्दा आधा घन्टा ढिलो भइसक्यो, अझै आइपुग्दैन नि त।
2: मैले त झन् नानीलाई सुताएर आएको छु, छिटो छिटो गरेर जानुपर्ने, घरमा अरू कोही छैन।
5: अनि नानी उठ्यो भने त रोली नि त।
2: त्यही भने यहाँ समय लाग्ला जस्तो छ, म त जाउँ क्या रे।
5: आइसकेपछि काम नसकी के जानु हो भाउजू? कुसुम आज घरमै छ, नानी हेर भनेर कुसुमलाई फोन गर्नु न बरु।
2: ए हो त नि, यहाँ फेरि फोनको टावर नै राम्रो आउँदैन।
5: अनि आजको बेलामा वडाध्यक्ष आउने कुरो छ कि छैन?
3: छैन छैन, आज हामी मात्रै सल्लाह गरौँ, उहाँसँग पछि छुट्टै बसौँ।
2: नानी उठ्छ कि उता घर गएर बस्छ है?
5: अनि बाटो तल साना गाउँसम्म लैजाने कुरो छ कि के छ दाई? म अस्तिको छलफलमा आउन पाइनँ।
3: कुरो त त्यस्तै छ, आजको छलफलबाट टुङ्गो लगाउन पाए हुने भनेको, खै यस बेलासम्म कोही आइपुग्दैनन्।
4: अरू नआए पनि टोपबहादुर दाई त आइपुग्नु पर्ने हो, बाटो बनाउन सबैभन्दा धेरै तिनै तात्या छन्।
5: म आउँदा तिनी आँगनमा बसेर नुहाउँदै थिए।
3: एकछिन कुरेर सँगै ल्याउनु पर्थ्यो नि, मान्छे कुरिरहेको देखेपछि अलि छिटो गर्थे कि।
5: बोलाइन मैले।
6: एउटा कुरा सोध्छु है सौगात बाबु।
5: के कुरा दुर्गा बाजु?
6: तपाईँको त्यो टोपबहादुरसँग झगडा परिहारे हो?
4: झगडा मात्रै हो र, मेरो बुढाले नछुट्याएको भए पिटापिट नै पर्थ्यो नि।
2: हाम्रो सौगात बाबु त्यत्तिकै झगडा गर्दै हिँड्ने मान्छे त होइन है। होइन त्यस्तो के पर्यो र सौगात बाबु?
5: पायो भनेर अर्काको छोरी चिल्लाई जे पायो त्यही भन्नुहुन्न क्या भाउजू? अब मेरै अघि कुसुमलाई तथा नाम भनेपछि म सहन सक्छु?
4: त्यस्तो नचाहिने कुरा केही गरेका थिएन है, भएकै कुरा गर्न नपाउने भन्ने छ र?
2: त्यस्तो के कुरा भयो र काकी?
4: आफ्नो छोरीलाई कुसुमसँग नहिँड भनेर गाली गर्दै थियो, त्यत्तिकै यो सौगातले कुरालाई ठुलो बनाएर।
5: तिनले कुसुमलाई के भने भनेर म अहिले तपाईँहरूको अगाडि भन्न सक्दिनँ, तिनले त्यस्तो कुरा भन्न पाउँछन्?
2: आफ्नै मान्छेले भन्ने बाटो त्यहाँ छ, कसैले अगाडि नै भन्छन्, कसैले पछाडि कुरा काट्छन्, सबैसँग झगडा गरेर हिँडेर साध्य लाग्छ।
6: त्यो हो है, कुसुम र मिश्रीको छोराको कान्नले गाउँ नै हल्लाएको छ।
5: हेर्नु, तपाईँहरूले सोचेको जस्तो कुसुमले केही नराम्रो गरेकी छैन, त्यही पनि मानिलिउँ ल, कुसुमले नराम्रै गरिरहे, अरूलाई केको टाउको दुखाइ?
2: हे सौगात बाबु, तपाईँ चुप लाग्नु न।
3: त्यसो भनेर चाहिँ हुँदैन है सौगात, कुसुमको देखासेखि हाम्रा छोराछोरीले गर्यो भने नि, बिहा गरेर अर्का घर जानुपर्ने जात, आफ्नो ठाउँमा त बस्नु पर्यो नि, गति छाडेर हुन्छ?
5: ए बाबा, साथी साथी एकछिन सँगै बस्दैमा गति छाड्या हुन्छ र भने?
4: भिए नगरी त्यसरी हिँडेपछि गति छाडाइ नभए के हुन्छ त?
5: तपाईँले त आफै देखा जस्तो कुरा गर्नुभयो त काकी।
3: त्यो हरिशले मेरो छोरालाई खुद बनाएरे, नभएको कुरा गर्यो त त्यसले।
5: हेर्नु, जसले जे भने पनि मेरो बहिनी गलत छैन भन्ने मलाई राम्रोसँग थाहा छ, कुरो बुझ्नुभयो नि?
2: तपाईँले माने पनि नमाने पनि कुसुमले गल्ती चाहिँ गरेकै हो है सौगात बाबु। सारा समाजले गलत माने कुरालाई गलत होइन भन्न मिल्छ? अब अरू कुरा होइन, उसैसँग बिहे गराइदिनु नै बुद्धिमानी देख्छु म त।
6: ला त रोजिना, पछाडिको सबै सिन देखिने गरेर खिच्दियो त।
7: के खिच्ने भन्छ बिन्तेले?
6: भिडियो खिच्दैन, टिकटक भिडियो बनाउने हो के? एकछिन ल, म गीत सिलेक्ट गर्छु।
7: ल ल छिटो गर, खुसबु अझै आइन, किन ढिला गरे होला त्यसले?
6: कसै कसैलाई लेख त दिला होली नि, आज त जुत्ती लगाएर त्यसको सेक्रेट पत्ता लगाउनुपर्छ है।
7: ल ल
6: ल ल, भेटियो यसैमा बनाइदियो त, त्यो आउँदा बेर त एउटा बनिहाल्छ नि।
7: ल कहिले, म खिचिदिन्छु,
6: टाइमर लगाइदिए है पहिला।
7: ल ल ल रेडी है त।
6: ल ओके, ल स्टार्ट गर।
8: सुनसाने रातमा यो मेरो आत्मा जसको
7: ल ल, आज मेरो पनि एउटा राम्रो टिकटक बनाइदेऊ त।
6: ए रोजिना,
7: भन किन?
6: आज खुसबुले टिकटक बनाउने रे, घाम कताबाट आएको छ हेर त।
7: कस्तो, किन मैले टिकटक बनाउनै नहुने हो र?
6: भइहाल्छ नि
7: रोजिना, तँ पनि आइज है,
6: सेल्फीबाट बनाऊ है सबै।
7: ल यसमा चाहिँ एकदम दामी इफेक्ट लगाएर बनाई बिन्ती।

0: ल ल भयो अब मोबाइलले। अनि बिन्ता, आज नयाँ वर्षको अवसरमा के पठाइदिस् त तेरो हिजोलाई?
1: हे, केही पठाएको छैन मैले, बरु एउटा नयाँ क्यान्डिडेटको म्यासेज आएको छ बिहानै।
0: ए हो र, के भनेर पठाएछ त? खै देखा त।
1: अरू के भन्ने हो र, नयाँ वर्षको सुरुवातसँगै हामीले नि हाम्रो मायाको सुरुवात गरौँ न है भनेर पठाएको थियो नि।
0: ए अनि सुरु गरिदियो नि त, के भएर?
1: हे, अहिले वेटिङमा छ, हेरौँ पछि कस्तो हुन्छ।
0: यस्तो नामै लुकाएर मेसेज गर्ने, लुकी लुकी फोन गर्नेहरूसँग पनि के माया गर्छौ केटी हो? त्यस्तासँग कसरी घर व्यवहार चल्ला तिमीहरूको?
1: माया भनेको यसको जस्तो हुनुपर्छ, लुकाएर पनि छैन, देखाए पनि छैन, होइन त रोजिना?
0: चुम्लाग। साँच्ची यो खुसबुलाई केटाले कसरी प्रपोज गरेपछि चाहिँ एक्सेप्ट गर्छ होला है?
1: सोध्न, यहीँ त हुनुहुन्छ नि हाम्रो जेन्टल लेडी।
0: भन् त खुसबु, तँलाई कसरी गरेको मनपर्छ?
2: के भन्छ यसले?
1: यसले एकदम नयाँ स्टाइलले गरेको मनपर्छ होला।
0: चुप्लाग,
2: बदमासहरू।
0: मेरो मतलब केटाले कसरी प्रपोज गरेपछि चाहिँ मनपर्छ भनेको के?
2: मलाई यो लभ सब म्यासेजको अहिले भाले लाग्दैन, मतलबै छैन।
0: ल थाहा पाइस त बिन्ता, खुसबुलाई यो म्यासेज गरेको मनै पर्दैन रहेछ नि है।
1: ए हो र, ल म एकैछिनमा फ्रेस भएर आइहालेँ है।
0: ल ल जा, अलि छिटै आइज है फेरि।
2: तिमीहरू मोबाइलमा पनि लभ यु भन्ने लभ लेटर पठाउने नगर न, समय आएपछि सबै कुरा आफै भइहाल्छ नि।
0: ऊ समय आए जस्तो छ है अब चाहिँ। खै हेरौँ त कसले पठाएको रहेछ।
2: के हेरौँ हो, त्यही एन्टिसीले पठाएको होला।
1: फेरि के पठायो एन्टिसीले? न्यु इयर गिफ्ट आयो कि क्या हो?
0: खुसबुलाई एन्टिसीले म्यासेज पठाएछ, के लेखा छ सुन्छिस?
1: सुना न के रहेछ।
0: ल सुनै त। तिम्रो पिछा गर्दा गर्दै एक वर्ष बित्यो, अब त नाइ नभन ल, यसै वर्षदेखि हाम्रो गहिरो माया बस्नेछ। नयाँ वर्षको शुभकामनासँगै मुटु भरिको माया छ है खुसबु, लभ यु धेरै धेरै।
1: वाह, क्या खतरा, मान्नुपर्छ यार यो मान्छेलाई, लास्टै माया गर्ने रहेछ नि।
0: के हो खुसबु, खतरा आयो त?
2: ए जस्तो सुकै आओस्, यो उमेरमा यस्ता कुराहरू आइरहन्छन्, तर म यस्ता कुराको पछि लाग्ने होला छैन। यो टाइम भनेको करियरमा फोकस हुने टाइम हो, तिमीहरू पनि ख्याल गरे केटी हो, पछि खुसबुले यसो भने कि थिए भनेर सम्झनु पर्ला।

0: त्यहाँनिर छोरी सुतेकी छ कि हेर्दै नहेरी थ्याच बस्दा च्यापी भने
1: ए हो र भन्नु पर्दैन त अनि थकाएको सुरमा थाहा नै पाइएनछ
0: भन्दा भन्दै थच्च बस्दिने आफू
1: अनि अनि के गर्न लागि छौ नि तिमी
0: लगाएको लुगा फुकालेपछि पट्याउने कसैको बानी नै छैन छरेर भद्रको पट्याएर राख्नु लागि
1: ए उसो भए सोध्छु है म त साह्रै थकलाएर छ आज
0: थकाइ त हामीलाई पनि लागेको छ नि उत्सव दिनभरि अफिसमा त्यसमाथि पनि घरमा आएर सबै काम गर्नु छ
1: अब छोरी नहुर्केरी जाइरहन हतार भयो तिमीलाई के भनौ त म
0: कामको थकाइ र छोरी हुर्कने कुरा कसरी जोडेको के
1: जोडिन्छ नि घर आएपछि छोरीसँग बस्नै पर्यो आमाको गनगन गन्न बन्द गर्नु भए पनि घरको काम गर्नै पर्यो अनि थाकिहाल्छौ नि
0: के गर्ने त हामीसँग अरू उपाय पनि त छैन आमाले छोरी हुर्काइदिनुहुन्छ भन्ने ठानेको
1: त्यही त अब मेरो पनि यता कुखुराको खोर बनाउने काम आधैमा अड्किया छ उता ढाबामा काम गर्ने केटो पनि हप्ता दिन भइसक्यो फर्किया छैन तनावै तनाव छ
0: हामी जस्ताको तनाव त मर्दाको दिनमा मात्र सकिन्छ
1: ए के मरेर सरेको कुरा गरे के तिमी पनि अब आमाले सरसोक गरिदिएदेखि कति सजिलो हुन्थ्यो गर्नुहुन्न के हार्नु
0: त्यही त आमाले गर्न सक्ने सहयोग भने नि केटाकेटी हेरिदिने र भान्साको काम गर्ने नै हो त्यही काम गर्न आमालाई मन पर्दैन अरू काम त उमेर घुँडाको दुखाइले पनि गर्न सक्नुहुन्न नि
1: छोड्दो कि अहिले थाकेको बेलामा यो लुगा सुगा पटाउने काम नगर त म भोलि पठाइदिउँला नि
0: हेर न मुखले चाहिँ ठिक्क पार्छ जहिले गरे पनि आफैले गर्नुपर्छ
1: खै त अरू लुगा चाहिँ तिमी पट्याउ यो तन्ना सन्ना चाहिँ म पठाइदिउँला नि त खै अलि त सर त
0: सिङ्गान पुस्ने रुमाल त पट्याएको देखा छ अहिलेसम्म के लुगा पट्याउँछ तिमी
1: कोसिस गर नदिने त तिमी
0: भइग छोड्दो कि
1: उसो भए तिमी पनि छाड्दै न त यो लुगा पट्याउने काम बरु थक लायो भने होइन कि म जिउ मसाज गर्दै टक्क लाएर
0: हुन्छ
1: खै अलि र रमा विदेशबाट कति कुरा देखियो कति टक्क लाएर कस्ता कस्ता चिटिक्क परेका बङ्गला कस्ता कस्ता चिल्ला चिल्ला गाडी मान्छेहरू पनि कति धनी
0: अनि
1: हामी यो जुनीमा त्यस्तो धनी हुन सकौँला त कहिले
0: सपना देख्न छोडिदियो कि धरती टेक्ने जरो नहुनेले आकाश सुन्ने सपना नदेखेकै राम्रो
1: रहर त लाग्छ नि रमा टक्क लाएर सपना त देख्न पाइयो नि पुरा होला नहोला त्यो अर्कै कुरा हो कि
0: खोइ छोरा त हुन्छ छोरीले चेपी जस्तो छ म सिरक मिलाइदिन्छु ल सुत्यो होला भनेको यो केटो त सिरक ओरेर गेम खेलेर पो बसेको रहेछ
1: के रे सुत्न छोडेर यस बेलासम्म गेम खेलेर बसेछ
0: त भने ओ बाबु मोबाइल यता दे त
2: एकछिन खेला त नि मैले ल र अब सुते म गुड नाइट
1: होइन यसलाई अब कसरी चाहिँ तलाउने होला रमा भन त
0: म के भनौँ तिमी आफै भन न
1: हेर रमा कि त यसलाई मोहन दाईकोमा राखेर पढाउनु पर्यो कि त मामाहरू पठाइदिइहाल्नु पर्यो
0: खोइ आफ्नै आँखा अगाडि त यस्तो तालछ अरूको भरमा छोड्दा झन् के हुने हो
1: केही न केही त गर्नै पर्यो रमा यो केटोलाई
0: खै के पो गर्ने हो स्कुलमा पनि आमाले गएर के भन्नुभएको नि कृष्ण सरले फोन गर्नुभएको थियो
1: मलाई नै फोन आएको थियो स्कुलबाट आमाले सन्देशलाई अर्को स्कुलमा हालिदिन्छु भनेर आउनु भएको रहेछ
0: स्कुल फेरेर मात्रै के हुन्छ र आफ्नै बच्चा यस्तो भएपछि
1: त्यही भएर अरू केही होइन राम कि यसलाई म कुटी कुटी गर्न तलाउँछु कि यसलाई म 5 वर्ष कसैको मुख समेत देख्न नपाउने ठाउँमा पठाउँछु रातो दिन यसकै मात्र टेन्सन लिएर कति भन्नु सक्दिनँ म
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
4: गत हप्ता सोधेको प्रश्न थियो हाल नेपालमा कति तहको सरकार छ यसको सही उत्तर हो 3 तहको सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत भोजपुरबाट दुर्गा भट्टराई पराजुली, कैलालीबाट टम बहादुर विश्वकर्मा, खोटाङबाट रिनुता राई र धादिङबाट संगीता श्रेष्ठ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो? प्रश्न फेरि एकपटक, तपाईँलाई नाटकमा सबैभन्दा मनपर्ने पात्र को हो?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपे गुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 91
2: हो। अनि त्यसपछि उनीहरूले डाडु र पन्युले भात खाएछन्।
3: डाडु र पन्युले भात खाएको रे।
2: त्यही त भने है, कस्तो होला डाडु र पन्युले भात खाँदा। अनि सन्देश, तपाईँ पनि खान्छस् त?
3: नै, म त खाँदिन। अनि त्यसपछि के भयो भन्नु न।
2: पहिला तिमी मलाई अहिलेसम्मको कथा भन, अनि मात्र भन्छु क्या।
3: ल पक्नु है त। कुनै एउटा ठाउँमा विदेशी पाहुना आए, अनि पाहुनाले खाना खानु खोजे।
2: अनि अनि अनि के भयो?
3: अनि भात खाने बेलामा पाहुनाहरूले चम्चा मागे, किनकि उनीहरूले हातले खाना जानेकै थिएन।
2: हो, तर गाउँमा कुनै घरमा पनि चम्चा नै थिएन, किनकि गाउँमा चम्चाले खाने चलन नै थिएन।
3: नाइ नाइ, म आफै भने, म आफै भने कथा।
2: ल ल ल ल, भन भन भन।
1: कथा मात्रै सुनिरहने हो कि सुत्ने पनि हो? अनि यो चाहिँ उता आमासँग सुत्न छोडेर यता किन आएको होला?
2: तिमी पनि अब जबरजस्ती सुत्न पठाएर पनि मान्छ त, होइन सन्देश?
3: म पनि बहिनीसँगै सुत्ने। बहिनीले मलाई कस्तो माया गरेर अँगालो मारे सुत्छ।
1: यति सानो पलङमा चार चारजना अट्नु पनि पर्यो नि।
2: ल अब नअटे, आजलाई भुइँमै ओछ्यान लगाइदेऊ न त। बाबु र म भुइँमै सुत्छौ, तिमी आमा छोरी पलङमा सुत्नु, होइन त सन्देश? ए लौ, यो केटो त यहीँ पो निउदाउन थालेछ त। सन्देश हेर, यसै निदाछ यो केटो। कथा सुन्न पाए त्यसै त्यसै लट्ठ हुन्छ यो पनि।
1: अब तिमीसँग बस्न पाए, खेल्न पाए, सुत्न पाए, तिम्रो कुरा सुन्न पाए, कति खुसी हुन्छ कति। अघि पनि आमासँग सुत्न जान्न कि जान्न भनेर अड्डी कस्तै थियो।
2: अँ, मसँग पनि भन्दै थियो, हजुरआमा घुर घुर गरेर निदाउनुहुन्छ, मलाई कस्तो डर लाग्छ भन्दै थियो। आज जाऊ, भोलि अर्को पलङ ल्याएर बाबु र म त्यसमै सुतौँला भनेर पठाएको थिएँ। फेरि आएर ढोकामा लुकेर बसिरहेको रहेछ केटो।
1: ए हो र, बिचरा है।
2: हो त, म नि सुत्ने तरफर गर्दै थिएँ, कुनातिर खुसुर खुसुर खुसुर खुसुर गरेको छन् र हेरेको त सन्देश पो रहेछ। बिचरा कस्तो टिठलाक तनर बनाएर उभिरहेको, अनि बोलाएर कथा सुनाएको त टक्क लाएर मक्ख भइहाल्यो नि केटो।
1: सुरुदेखि नै बाउ छोरा बिच यस्तै मिलमिलाप भयो, कस्तो राम्रो हुँदो है।
2: अब त्यस्तो दुश्मनी नै के पो थियो र उसको र मेरो? त्यो त अब टक्क लाएर छोरो सुधार नजानिनस् भनेर मलाई ओचाल्नेहरू आफ्नै थिए। उनीहरूका कुरा सुनेर बहकिनुसम्म बहकिएँ नि म।
1: भन्नेहरूले त जे पनि भन्छन् नि, विचार त आफै पुर्याउनु पर्ने हो नि।
2: गल्ती भयो नि तर मा, गल्ती भयो।
1: बाउ आमाको माया पाए छोरा छोरी कस्ता हुन्छन् भनेर जगत र ललिताको परिवारलाई देखेर पनि कहिले चेत फेरेन है।
2: त्यही त भने,
1: मायालु व्यवहारले मात्र कति फरक हुने रहेछ देख्यौ नि अहिले। त्यही भएर यो सबै देखेर म अब जागिर सागिर नखाने विचारमा पुगे। नत्र छोराछोरीले दुःख पाउँछन्, त्यसमा पनि छोरीले। आँखा नदेख्ने छोरी कसका जिम्मामा छोडेर जाने भन त?
2: के रे, तिमीले जागिर नगर्ने? म चाहिँ जागिर नगर भन्दिनँ रमा, किनकि त्यो तिम्रो सपना हो। हेर, बरु बच्चा बच्ची त दुवैजना मिलेर हुर्काउला नि।
1: कसरी भ्याइन्छ उत्सव? तिम्रो ढावा कुखुरा गरेर दुई तिनवटा व्यवसाय छन्। आमालाई यो छोरी जन्मेदेखि नै मन पर्दैन, त्यसमाथि झन् यो आँखाको समस्या आइलाग्यो। मैले नगरे कसले गरिदिन्छ भन त तिमी?
2: छोराछोरी हुर्काउने जिम्मेवारी आमा एक्लैको मात्र पनि त होइन नि। बरु आलो पालो गरौँला, दुईवटा मध्ये एउटा काम छोड्दैला नि बरु म।
1: किन छोड्ने? बल्ल बल्ल राम्रो हुन थालिया छ व्यवसाय। पैसा कति आवश्यक रहेछ भन्ने कुरा यत्रो थोक भोगेर पनि बुझ्या छैन र? तिमी व्यवसायमै ध्यान देऊ, छोराछोरीमै हुर्काउँछु भनी त रहेछु नि।
2: पैसा महत्वपूर्ण कुरा त हो रमा, तर सब थोक पनि त होइन रहेछ नि। अब छोराछोरी हाँसी खुसी हुर्काउन सके त्यही नै सबैभन्दा ठुलो सम्पत्ति हुने रहेछ। उसै पनि तिमीले धेरै गरिसकेकी छौ। तिमीले अब जागिर थाल, बच्चा पछि म हुर्काउँला नि।

0: भड्डाचोरको पानी चाहिँ साह्रै मिठो
1: अनि मात्रै मिठो
0: अब त्योभन्दा मिठो कुरा त अहिलेसम्म चाख्न पाइया छैन साँच्ची सौगात यहाँको लोकल एकदम मिठो हुन्छ भन्ने सुनेको थिएँ कि जाने हो आज
1: जान त हुन्थ्यो एक मात्रै आमा बुवाले थाहा पाउनु भयो भने त निको मान्नुहुन्न
0: आमा बुवालाई त बिटुलु भएको अहिलेसम्म थाहा छ कि छैन
1: कहाँ थाहा हुनु
0: ए त्यसो भए त चाख्न नै नपाइने भयो त
1: तपाईँ पिर नगर्नु न हिक्मत दाई म लुकाएर भए पनि एक बोतल पठाइदिउँला भएन
0: पक्का हो
1: अब म तपाईँसँग नहुने कुरा गर्छु त
0: मैले पनि घरमा लगेर लुकाएरै खानुपर्ने हो खाएको थाहा पायो भने बुढी ठुसुको ठुसिन्छ क्या
1: त्यसो हो भने बाटोमै सकेर जानु दाई साँच्ची तल सन्त काकाकोमा पनि बोका छ भन्दै हुनुहुन्थ्यो एकपटक छिर्ने त दाई
0: एकछिन आराम गरेर जाउँ है दुई तिन घन्टा लगातार हिँडिसकियो
1: हुन्छ दाई गर्मी पनि धेरै छ
0: गर्मी अलि बढी भए पनि बड्डाचोर बडो रमाइलो ठाउँ रहेछ
1: सबैले त्यसै भन्छन् अनि सुनाउनुहोस् दाई वैवाहिक जीवन कसरी अगाडि बढ्दैछ
0: मजाले अगाडि बढ्दैछ हौ भाइ अरूको मात्र सुन्ने कि आफैले पनि अनुभव गर्ने सौगात
1: गरौँला नि बिस्तारै
0: अब पनि बिस्तारै भनेर भएन है सौगात कि म खोजौँ
1: भो दुःख नगरौँ
0: मलाई एउटा कुरा भन्छ सौगात
1: के दाई
0: तँलाई अझै अप्सरासँगै बिहे गर्छु भन्ने छ हो
1: अब आफूले माया गर्ने मान्छेसँग जिन्दगी बिताउन कसलाई मन लाग्दैन होला र दाई
0: एकपटक म कुरा गर्थ्यौँ त घरमा
1: अहिले होस् दाई अहिले मलाई मेरो काममा फोकस गर्नु छ बैङ्कको ऋण पनि तिर्नु छ बिहेको विषयमा पछि सोचौँला
0: त्यो पनि राम्रै हो टन्न पैसा कमाएर झ्याइँ झ्याइँ बाजा बजाएर बिहा गर्नुको मजै बेग्लै हुन्छ है सौगात
1: दाई पनि
0: साँच्ची तेरो अनुदानको पैसा आयो
1: आयो दाई त्यसैले गर्दा त अलिक सजिलो भएको छ दाई तपाईँलाई धन्यवाद है तपाईँले धेरै सहयोग गर्नुभएको छ नत्र नेत्र दाईले मलाई त डुबाइसकेको थियो
0: कस्तो खराब रहेछ नि तिनी
1: धन्न मलाई जनार्दन काकाले भन्नुभयो नत्र मैले त आँखा चिम्लेर विश्वास गरेको थिएँ तिनलाई जे भए पनि तपाईँले मलाई एकदम अप्ठ्यारो बेलामा सहयोग गर्नुभयो दाई तपाईँको यो गुण म कहिल्यै पनि बिर्सिन सक्दिनँ
0: ठिकै छ नि त माझकोटको फ्रेस हाउसमा राम्रा राम्रा खसी बोका पठाएर मेरो गुण तिर्नु नि त
1: दाई त्यो त तपाईँले भन्नै पर्दैन क्या
0: तँलाई मात्र होइन सौगात मलाई पनि यो काम राम्रो भइदियोस् भन्ने भएको छ पहिला जस्तो होइन मेरो पनि जिम्मेवारी थपिएको छ एउटा दिएको काम भए ढुक्क हुन्छ भन्ने छ अब काम गर्दै जाउँ कस्तो हुन्छ
1: यसै कामका लागि भनेर दिनरात खटिएका छौँ मलाई त राम्रै होला जस्तो लागेको छ दाई
0: आशावादी हुनु राम्रो कुरा हो भन्छन् तर यसपटक पनि सोचे जस्तो भएन भने के गर्छस् त सौगात
2: अनि आयुष इसे सरसँग भेट भयो त तिम्रो
3: छैन छैन सर क्लासमा जानु भएको रहेछ केही टाइम कुर्नुपर्ने हो त्यही भएर म त एकछिन क्यान्टिनतिर आइदिएको
2: ए अनि खासमा चाहिँ किन रहेछ इसे सरले भेट्न खोजेको तिमीलाई
3: खै त्यही प्र्याक्टिस कस्तो भइरहेछ अब गेम पनि आउनु थाल्यो भनेर हो कि अहिले भेटेपछि थाहा होला नि अनि तिम्रो पनि सर आउनु भएको छैन आज
2: सर त आउनु भएको छ आउन त तर खोइ किन क्लासमै जानु भएको छैन
3: ए अफिसमा के काम भएर हो कि
2: अँ त्यस्तै केही होला अनि प्र्याक्टिस त त्यही त होला नि होइन घरमा बसी बसी
3: कहिले घर कहिले पर यस्तै भइरहेछ
2: भन्नाले
3: भन्नाले कहिले घरमा कहिले ग्राउन्डमा भने नि
2: ए अनि रोहनसँग ग्राउन्डमा जान थाल्यौ
3: घरमै आएर जान्छस् कि नाम काट्दै भन्न थाल्यो नगर के गर्नु
2: गएको त राम्रो त हो नि घरमै बसेर सिक्नुभन्दा जानेसँग सिकेको धेरै सिकिन्छ नि अहिले फेरि खेलाडीको सबै जिम्मा त्यसैलाई दिएको रहेछ क्लबले
3: त्यही भएर त हैरान भयो त
2: किन हैरान मान्छौ खुरु खुरु गएर प्र्याक्टिस गर्न छाडेर
3: त्यसको अनुहारै हेर्न मन लाग्दैन कसरी जानु खुरु खुरु प्र्याक्टिस गर्नु
2: किन
3: किन भन्ने अब त्यस्तै त हो नि सबै कुरा भनेर के साध्य लाग्ने रहेछ र
2: फेरि कुरा घुमाउन थाल्यो अचल तिमी खालि यस्तै कुरा गर्छौ खासमा तिमीलाई के भएको छ भन त
3: के भएको छ भन्नु के भएको छैन भन्नु
2: खै खै खै उता फर्क त ए थाहा पाएँ मैले पनि
3: के थाहा पाएँ भने के हो र
2: भइहाल्यो केही होइन
3: खुसबु के थाहा भयो भन त
2: केही होइन। हिजो अस्ति तिमी कहाँ गएको भन त?
3: हिजो अस्ति कहाँ जानु र? त्यो प्र्याक्टिसमा गयो अनि घरमै बसे, अन्त कहाँ जानु र?
2: हिजो घरमै थियौ तिमी, झुट बोल्छौ?
3: किन झुट बोल्नु त फेरि, कहीँ गएको त छैन।
2: अनि अस्ति चाहिँ?
3: अस्ति पनि त घरमै थिएँ नि। कुरो के हो भन त, तिमीले यसरी पुलिसले सोधेको छ किन सोध्रा खोज्छौ?
2: सोध्न मन लागेर तिमीले मलाई कति कुरा लुकाउँदो रहेछौ भनेर बुझ्नलाई सोधेको नि। अझै के लुकाएको छैन भनेर भन न।
3: त्यस्तो केही छैन भने
2: तिमीलाई त्यस्तो हुँदा पनि चेत खाएन है? अझै केटीकै चक्करमा घुमिरहेको छौ तिमी? तिमी त सङ्गत गर्न खालको मान्छे रहन्छ।
3: तिमीलाई जे इच्छा छ भन यार, तर मैले खासै त्यस्तो के गरे जस्तो त लाग्दैन।
2: त्यसपछि त्यो घाँटीमा के हो भन त?
3: घाँटीमा
2: अझ थाहा नपाए जस्तो गर्छ।
3: लो के छ र?
2: तिमीले जे गरेको त्यसकै प्रमाण छ। पख यी थाहा पाए बोल, के हो यो?
3: ए यहाँ त साँच्चीकै डाम्पो बसा रहेछ त।
2: बलबलेको डाम बस्नुपर्ने साँच्चीकैको बसा रहेछ होइन, घरै बसेर यस्तो पो हुँदो रहेछ त अचेल।
3: जो यो तिमीले सोचे जस्तो होइन है खुसबु।
2: आफै भयो होला नि होइन, कुरा बनाउनु त कति जानेको, अझ त्यस्तो होइन रे। कस्तो हो त
3: खुसबु यो?
2: के भयो, बोल्ती बन्द भयो कि गएको ठाउँ पनि थाहा पाएन?
3: कुरा नबुझी गाली नगर न खुसबु, मबाट केही भएको छैन।
2: तिमीबाट केही भएको होइन भने यो कसरी भयो त? आफै उडेर आएर चप्क्यो?
3: ए तिमी जे भन यसमा मेरो केही दोष छैन।
2: उसमा एउटा कुरा भन त,
3: के
2: तिम्रो परिवारमा सबैभन्दा धेरै कसको माया लाग्छ?
3: बहिनीको, मम्मीको, बाबाको, सबैको लाग्छ, किन र?
2: ल ठिक छ, यदि तिमीले यो सबै गरे होइन भने ल त्यसै मम्मीको कसम खाएर भन त मैले केही गरेको छैन भनेर सक्छौ?
3: मलाई विश्वास गर न खुसबु, मान्छे यहाँ कस्तो अप्ठ्यारोमा परिरहेछ, झन् त्यसमाथि तिमी तनाव थप्छौ यार।
4: नमस्ते, म कैलालीबाट अशोक चौधरी बोल्दैछु। जति गुणा फल टिम, तपाईँलाई धेरै धेरै धन्यवाद, यस्तो राम्रो प्रोग्रामहरू ल्याउनु भएको छ। नाटक समाजलाई जनचेतना दिने खालको नाटक चाहिँ छ, मलाई एकदमै राम्रो लाग्यो र नाटकहरू म नछुटाइ सुन्ने गर्छु होइन। अहिलेसम्म सिजन वानदेखि सिजन टूसम्म एउटा पनि एपिसोड चाहिँ मैले छुटेको छैन सुन्न। सोसियल मिडियाहरूबाट चाहिँ मैले सुन्ने गर्छु, एफएममा सुन्न नपाएको अवस्थामा होइन। जगत ललिताको रोल चाहिँ मलाई एकदमै राम्रो लाग्छ उहाँहरूको, र आउँदो दिन पनि नाटकले एकदमै धेरै सफलता पाओस् यही भन्न चाहन्छु।
5: गत हप्ता सोधिएको प्रश्न थियो, माझकोटमा बालबालिकाका लागि हानि नगर्ने खेलौना पसल कसले शुरू गरेको छ? यसको सही उत्तर हो रंगमती। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुर्खेतबाट दीपक गौतम, दाङबाट दुर्गा चौधरी, काभ्रेबाट नवीना तामाङ र दार्चुलाबाट नरेन्द्र धामी विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? प्रश्न फेरि एकपटक, अभिभावक भन्नाले बुवा आमालाई मात्र बुझिन्छ कि बच्चाको स्याहार गर्ने अन्यलाई पनि बुझिन्छ? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 16।
2: आमा म यो लैजान्छु।
3: ए नलैज भने ल खुट्टाएर छोडिस होइन मलाई ल जति भने नि नटेर्ने नचल भनौ नचल भनौ चलिया छ चलिया छ होइन कति साह्रो गर्न सक्या भने
1: के भयो आमा
3: के कहाँ लड्नु लडाएर मरौ नि अचारको सिसी फुटाएर के भनेदेखि भुइँमा आँखा हेर
1: हत्तेरी
3: फुट्छ बाबु नचला भन्यो मान्ने होइन
1: हेरो दाममै बसेछु नि यस्तोले त नहानेको भयो हुन्थ्यो नि आमा
3: के गर्नुपर्छ कसो गर्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ नसिका तैँले खुरुक्क त्यहाँ फुटेका सिसा उठा बच्चालाई तहमा राख्न सकेन भने पछि दुःख दिन्छन्
1: तलाउने भन्दैमा यसरी मर्ने गरी हान्नु त भएन नि आमा धन्न सिसाले खुट्टा काटिनेछ सन्देशको
3: कतिचोटि भने मैले नचला बाबु फुट्छ भन्यो मरे मान्ने होइन हेर त सत्यानाश नै गर्यो नि यसले
1: सधैँ चकचक गरिरहनु पर्छ है तिमीलाई नि ल ल ल भयो भयो भयो नरौ नरौ नरौ बाबु नरौ ल ल ल ल
3: अहिले फुलफुल्याउ पछि टाउका टेक्दा थाहा पाउँछ बच्चालाई कसै न कसैको डर हुनुपर्छ
1: ल माथि जाऊ बाबु अब नाना लगाएर जोयसी दिदीसँग स्कुल जानुपर्छ है ल
2: हुन्छ
3: आफूलाई एकछिन फुर्सद छैन त्यसमाथि यसरी काम बढाइदिन्छ के भनेदेखि यहाँ आफूलाई फेरि ढाड कडकड खाएर चल्न भएको छैन
1: भयो नि आमा छोडिदिनु न म उठाइहाल्छु नि
3: एकछिन गरेर भयो सधैँ दिनभरि कम्ता सताउँदैन यसले मलाई
1: बच्चा हो कहाँ जाओस् त आमा बाउसाईले हेर्दै नि हुने हो आफूलाई अफिस नगइनी भएन
3: के लछार पाटो लाछ र तैँले अफिस अफिस गरेर जा अब आठवटा हजारले एक छेउ नि पुग्दैन सबै मैले नि गर्नु पर्या छ कुरा गर्छ
1: घरै बसेर पो के गर्ने आमा जागिर गरे त कमसेकम यसो आफ्नो खर्च बर्चको लागि भयो नि अर्को मुख ताक्नु परेन नि
3: त्यस्तो नाथे काम गर्नु भन्दा त घरमा बस्नु नै बेस घर घर भिखारी चाहिँ पैसा उठाउन हिँडेको छ भएको इज्जत पनि फालिया छ यसले
1: फाइनेन्सको काम नै त्यस्तै त हुने आमा
3: भो भो नसिका धेरै बोले धेरै हुन्छ खाए तुरिन्छ मैले तँलाई जागिर नगर भनेको पनि यही कारण हो
1: अब म के गर्नु त आमा भन्नु त
4: किन हल्ला गरे हो रामा के भयो
1: कसैले हल्ला गरेको छैन
4: आमा के भयो र
3: तेरी बुढीलाई सोध खालि जुरुक जुरुक मात्रै गर्छ भने टेर्ने होइन
1: के टेरी कि छैन र आमा मैले
4: रमा आमासँग मुखमुख नलगा त तिमी
1: के मुखमुखै लाइछु र म सत्य एउटै कुरामा किचकिच गर्नुहुन्छ हामीले पनि चित्त दुख्छ नि
3: त्यही त तेरै मात्र दुख्ने रहेछ चित्त होइन अबदेखि म केही भन्दिनँ जे जे मन लाग्छ गर जा जा जान मन लाग्छ जा तर तेरो छोरालाई पनि लिएर जा अबदेखि म त्यसलाई हेरेर बस्न सक्दिनँ यहाँ
4: आमा के भा हो कि हाम्रो घरको चालामाला म त केही पनि बुझ्न सक्दिनँ
1: अरूको घरमा केही गर्न खोज्दा साथ दिन्छन् हाम्रोमा चाहिँ
4: रमा रमा तिमी पनि नरो फेर के भयो तिमीलाई भन त
1: मलाई अरू केही थाहा छैन आजदेखि सन्देशलाई हेर्ने काम चाहिँ तिमीले गर
4: मैले के भनेको रमा त्यस्तो
1: के भन्नु नि तिमीले हेर्नुहुन्न छोरा तिमी पनि बाउ हो नि उसको
4: होइन कस्तो कुरा गरेको अब बाउ हुँ भन्दैमा म जहाँ जहाँ जान्छु त्यहीँ त्यहीँ बोकेर हिँड्नु त्यसलाई सुहाउने त कुरा गर कमसेकम

0: ইন্দু, ও ইন্দু, আজকাল আইজো, আমালে পসকি সকনুব।
1: আউদি না, মেরো কাম ছ। দিউসা ধোকো লুগা পটাউদেছু।
0: এরে জিতি নগর খুরুক আইজো।
1: খানা মন ছাইন মলাই। আপু খানু। ম খান্ন। মইলে ভনে কুরা ছ ন মাননে। মরি গয় পনি জান্ন।
2: ভাত না খানে আজ?
1: অহ নহানে।
2: यस्तो बेलामा भोको बस्न हुन्न रे के खुरुकेड
1: होस् केही हुन्न कहिले काहीँ भोको बस्दा
2: केटाकेटी पारा नदेखा त जे कुरामा पनि जिद्दी जे कुरामा पनि जिद्दी
1: अनि आफू नै आफू जे कुरामा पनि मलाई थाहा छैन जस्तो गरे हुन्छ बाह्र वर्ष कान्छी नै सही स्वाइनी पो हुँ
2: त नि त सत्र वर्ष कि भइसकिस् बुद्धि चाहिँ अझै केटाकेटीको जस्तो छ आज म भात पकाउँदिनँ आमा तपाईँ पकाउनु श्रे अब आमाको घुँडा दुखिया छ भन्ने थाहा छैन र तँलाई सक्दा त गर्नुभएकै छ नि
1: म पनि दुई जुकी छु कहिलेकाहीँ मलाई नै गाह्रो हुन्छ होला कुरै नबुझ्ने
2: तँलाई गाह्रो लागे मलाई भन्न म गर्छु नि आमा कस्तो रिसाउनु भयो देखिनुहोस्
1: खालि आमा आमा मात्रै भने हुन्छ मेरो कुरै नसुन्ने राम्रो लाउन मिठो खाना दिएर मात्र हुन्छ र
2: कहिले त्यही मिठो खाना पाइन भनेर झगडा गर्छेस् मरिहत्ते गर्दा पनि नहुने
1: मुखले त गरिहाल्छौ नि मरियत्ते घर व्यवहारमा कहिले मेरो कुरा सुन्ने होइन
2: चाहिने कुरा गर्थेस् र सुन्नलाई
1: तिमी नै गर्छौ चाहिने कुरा नचाहिने कुरा गर्ने मान्छेसँग नबोल्नु नि
2: धेरै घुर्की नलगाए इन्दु हिँड्दौ भात सेलाइसक्यो धन्ना गर्न बरु म सघाउला नि तँलाई हिँड्नु
1: पर्दैन माया देखाउनु एक्लै हुँदा माया गरेर के काम मान्छेको मुखिन्छेल जहिले पनि झनक झनक रिसाएको हुन्छ
2: यस्तै जिद्दी गर्थेस् अनि रिस उठ्छ के मलाई तैँले भने जे नि हुन्छ त अब सबै हुन्छ हुन्छ गर्न थाल्यो भने बिहे गरे वर्ष दिन नहुँदै नेत्र पुरै स्वास्थ्यको भयो भन्दैनन् गाउँले
1: बिहे गरे ताका त जे भने पनि मान्थ्यौ त मैले दुःख गर्ने तेरै लागि त हो भने होइन
2: फेरि केटाकेटी पारा देखाइ यस्तो पाराले व्यवहार चल्छ र भने ऊ आमा धन्ना गर्न लाग्नुभयो जस्तो छ
0: आमा छोडिदिनु अहिले इन्दु आएर गर्थे तपाईँ आराम गर्नु त
2: हिँड्न जाउँ
1: धेरै नगर है आफूलाई आज कस्तो गाह्रो भइरहेछ
2: मलाई सधैँ गाह्रो नै हुन्छ के
1: कस्तो कुरा नबुझे होला भएको कुरा भन्दा पनि नपत्याउने माया गर्नु नै पोइ पाएँ भनेर आफू चाहिँ सबैलाई सुनाउँदै हिँड्छु पोइको पारा चाहिँ यस्तो छ
2: के भयो तँलाई भन्न त अनि अब फेरि गुर्की लाउँछ के भयो
1: ज्यान त्यत्तिकै गलेर आएको छ हल्का पेट पनि दुख्या छ केही गर्ने जाँगरै छैन
2: सधैँ केही न केही हुन्छ तँलाई मैले पहिले नै भनेको थिएँ नि बच्चा पाउन हतार नगरौँ भनेर जे कुरामा पनि आफ्नै मनोमानी चल्छ तेरो
1: छोरछोरी भने बेलैमा जन्माउनुपर्छ बेलैमा हुर्किन्छन् बेलैमा व्यवहार छिन्न पाइन्छ
2: बच्चा पेटमा नबसेसम्म खालि बच्चा बच्चा भन्थिस् एउटा बच्चा पाइहाल्न पाए आनन्द हुन्थ्यो भन्थिस् देखिस् कति गाह्रो भयो
1: बच्चा भने त पाइहाल्ने त हो नि बच्चा जन्मेपछि मात्र छोरी मान्छेको घर पक्का हुन्छ भन्छन् अलिअलि गाह्रो त जसरी पनि खपौला

0: तर त्यस्तै सम्झे हुन्छ। फेरि आइसक्यो।
1: के छ राजा, हालखबर किन नबोलेको हेर त?
2: खै दिन त म भाउजू दर्शन भनेर रिप्लाई गर्छु।
0: चुप लाग, मलाई भड्कन थाले होला छैन। रिप्लाई यसरी दिने हो यी,
1: मलाई ठिकै छ अनि मेरो रानीलाई कस्तो छ त?
0: अब के रिप्लाई आउँदो रहेछ हेर है।
2: फेरि आए।
0: के लेखा छ सुन्छस्?
2: म पढिहाल्छु नि खै। राजालाई ठिक भए रानी पनि ठिक हुनु परिगो नि रे। ल
0: अब त थाहा पाइस् नि होइन?
2: थाहा पाएँ यार, यो त तपाईँसँग पुरै फिदा भइसकेको रहेछ नि त।
0: कुरा गर्न जान्नुपर्छ केटीसँग, फिदा नहुन त कुरै आउँदैन नि। ए फेरि आए।
2: ए अहिले फेरि के आयो खै?
1: आज मेरो स्टोरी पिक्चर हेर्यो त। मैले हेरिसके। मेरो बाउ आयो, अहिले अफ हुन्छु ल भाइ।
2: थेट भर्खर रस पर्न थाले बेला अफ भइहाल्यो यार।
0: आज त मैले योसँग लास्टै गफ गर्नुपर्ला भनेको, आज पनि अफ भइहाल्यो यार।
2: मेरो मोबाइलमा यो एड स्टोरी अप्सन नै देखाउँदैन यार, के भयो होला दाइ?
0: किन नदेखाउनु, क्युट स्टोरीमा गएर हेर्न।
2: छैन के, हेर्नु नै ननपत्याई।
0: अपडेट सपडेट भयो कि? खै मोबाइल दे त।
2: ए लिनु।
0: के भएर रहेछ खै मोबाइल पनि कस्तो उल्टो जस्तो यार?
2: यो अलिक फरक छ क्या अरूभन्दा, त्यही भएर त भनिरहेछ नि दाइ।
0: ए यहाँबाट हेर है त, यहाँबाट गएर यो अपलोड गर्ने अनि सेयर गर्ने, हेर है त चेन्ज हुन्छ कि हुन्न। कसको म्यासेज आयो फेरि, के छ कालु?
2: ए खै खै खै दिन त, यो सबैले हेर्ने म्यासेज होइन यार।
0: अरे कस्तो फास्ट कसरी लगिस् त यार, कसले पठाएको हेर्न नि दिनुहोस् त।
2: यो हेर्नु मिल्दैन क्या दाइ,
0: कस्तो रहेछ यार, देखा न मेरो म्यासेज भने त हेरिसँग कि
2: भोगे देखाउँदिन।
0: साला घुसघुसे विशेष हो र, पुरै डिपमा होस् कि क्या हो?
2: त्यस्तै त्यस्तै हो।
0: अनि तैँले त रोजिनालाई पो लास्टै मन पराउँछु भन्थिस् त।
2: मन त रोजिनालाई नै पराउँछु, माया पनि उसैलाई गर्छु।
0: अनि यो चाहिँ के हो त फेरि, यता पनि पुरै डिपमा छु भन्छस् त?
2: यो पनि त्यस्तै त्यस्तै हो कि, बुझ्नु न दाइ कुरा मिलाएर।
0: ए मैले बुझेँ ल, खै कोरी चाहिँ देखा नि त।
2: होस् दाइ त्यो त देखाउँदिन, बरु फोटोसम्म चाहिँ देखाउँछ है। पहिले यो लगआउट गर्छु ल, पख्न है ग्यालरी खोल्दैछु। ए हेर्नु त,
0: ओ माई गड, वाओ यार, क्या आइटम छ त यार। नाम चाहिँ के रहेछ फेसबुकमा भन्न, मलाई नाम के हो?
2: नाम भन्यो भने त सबै थाहा भइहाल्छ नि दाइ।
0: ए उसो भए नाम नभन्ने त ठिकै छ, तैँले नभने नि उसले भनिहाल्छ नि, तैँले मलाई राम्रोसँग चिनेकै छैनस् केटो।
3: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, नाटकमा कुन पात्र गर्भवती भएको भर्खरै थाहा भएको छ। यसको सही उत्तर हो रमा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कञ्चनपुरबाट महेन्द्र रावत, खोटाङबाट विनिता अधिकारी, सुर्खेतबाट पूजा थापा मगर र कास्कीबाट ग्यालो परियार विजेता बन्नुभएको छ। तपाईँलाई धेरै धेरै बधाई, तपाईँले ₹200 को रिचार्ज जित्नुभएको छ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? प्रश्न पुनः एकपटक, स्कूलमा आफ्ना परिवारका सदस्यको चित्र बनाउन लगाउँदा आफ्नै बुबाको चित्र नबनाउने पात्र को हुन्? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी

सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा दुई, त्यसपछि आठ र त्यसपछि एक डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 52 ल हेर आफै चकचक गर्छ अनि आफै अय्या भन्छ
2: खुट्टामै लागु के
1: काटेको तरकारी के भनेदेखि सबै खसालेर भुइँभरि छर्दिस् तँलाई पिट्दिउँ
2: पिट्नु भयो भने म छतमा गएर सबैले सुन्ने गरी रोइदिन्छु नि फेरि
1: चुप लाग जाऊ त
2: मोबाइल दिनु न त आमा अनि जान्छु नि
1: किन चाहियो नि मोबाइल खुरुको गएर पढ्जा
2: होमवर्क त सकिसक्यो अब के पढ्नु
1: होमवर्क सके पनि किताब पल्टाएर पढ्न त हुन्छ नि
2: होमवर्क गर्दा गर्दै पढिसके त अब कति पढ्नु
1: होइन कति आएको के यसलाई उठे जवाफ फर्काउन
2: हजुरआमा हजुरआमा
1: के
2: आज मम्मीले किन खाना नबनाएको
1: तेरी मम्मी पर सरी के त्यही भएर
2: परसरी भनेको के हो आमा
1: अरे परसरी भनेको के भनेदेखि नछुने भई भनेको
2: अब हामीले मम्मीलाई छुनु हुँदैन हो
1: अँ पाँच दिन छुनु हुँदैन आज भोलि पर्सि र निपर्सिसम्म तेरी आमाले छोएको भाँडो यताको उता उताको यता नगरेस् देउता रिसाउँछन् नि फेरि
2: देउता किन रिसाउँछ
1: अरे रिसाउँछन् भनेपछि रिसाउँछन् नि
2: आमा देउता रिसायो भने के हुन्छ
1: चुप ला देउता रिसायो भने अनिष्ट हुन्छ
2: हजुरआमा अनिष्ट भने के हो
1: अरे ऊ तेरी आमा है उसैलाई सोध
3: आमा खाना पाक्यो नानी निदाइहाल्छ कि दुई गाँस भात खुवाएर सुताइहाल्नु पाए हुन्थ्यो
1: तेरो छोरोले काम गर्न दिएन पाक्छ घरी के चलाउँछ घरी काटेर ठिक्क पारेको तिउन घोप्टाइदिन्छ ढिक्कै बनाइसक्यो
3: बाबु हजुरआमाले त्यसरी नसताउ त
2: मैले केही गरेको छैन हजुरआमाले मलाई कस्तो गाली गर्नुहुन्छ
1: चुप लाग साइदु वा कुरा लाउँछस्
2: हजुर आफै हो कि साइदु वा
3: बाबु के भनेको हजुरआमालाई त्यस्तो
1: देखिस् होली नि तेरो छोरोको चाला के भनेदेखि यसको त थुतुनु सुतुनु च्याच्छु म कुन्दिन
2: च्याचा च्याचा
3: सन्देश आमा ऊ त सुतीको कपडा दिनुहोस् न नानीको आँखाबाट आँसु चुहेको चुही छ सफा गरिदिनु पर्यो
1: कचेरै सफा गरेर त जस्तो सुकै कपडा भयो नि त भइगयो नि
3: डाक्टरले मनतातो पानीमा चोबेर सफा कपडाले मात्र आँखा सफा गर्नु भनेका थिए थोरै मनतातो पानी दिनुहोस् न
1: डाक्टरहरू त के भन्छन् भन्छन् नि तेरो छोरीको आँखामा समस्या हुन्छ बिग्रिन्छ भनेर डर देखाएका होइनन् केही भयो त फेरि के भनेदेखि आँखामा अलिअलि आँसु कचेरा त कसको बच्चाको आउन्न र त्यतिकै आतिन्छौ तिमीहरू
3: बाबु फेरि चक्चक गर्न थाल्यौ तिमी त्यो चुलो चिन नचलाउ त हात काट्छ फेरि
2: हेरेको मात्रै के
1: अनि पानी मनतातो भए हुन्छ
3: हुन्छ अलिअलि तातो भए मात्र पुग्छ
1: ल पख
2: म दिन्छु नि त
1: पर्दैन पर्दैन छुवाउलास् फेरि
2: म छुवाउँदिन नि
1: कति जान्ने हुनुपर्ने भने यसलाई के भनेदेखि ला अलगै दिए नि पानी
2: हस् आमा
3: बाबु पानी अलि माथिबाट खनाऊ है
2: हुन्छ
4: ला चुयो
3: ठुक्कै हाल्यो नि खै छोड आमको यतै
1: भन्दै थिए नि दिक्क नबनाऊ त मलाई
5: टक्क लाएर कसले किन दिक्क बनायो फेरि मेरो आमालाई खै पानी खाम त
1: त्यो रमाले छोको अम्खरा हो
5: के हुन्छ त
1: अरे छोइ छिटो हुन्छ के पर सरी मान्छे आफै तर्किनु पर्छ भन्दा कहिले तेर्ने होइन आफूलाई सन्चो हुँदैन
5: आमालाई सहन भनेपछि अलग्ग बस्दा पनि हुन्थ्यो नि त तिमी पनि
3: म त तर्केकै हो नि सन्देश लामखोटा ठोक्काइहाल्यो तातोले पोलेर हो कि
1: दुधको साँच्चै बिरालो छोराको गल्ती त के देख्थिस् नि
5: ओ सन्देश त किन यस्तो चकचक भएको बुकसुक पढ्नु ओर्नु छैन कि त मोबाइल चलाछ कि त चकचक चकचक गराएछ
3: मोबाइल भेटेपछि बाउ त त्यसैमा व्यस्त हुन्छ त्यसले पनि त्यही देखेर सिकेको होला नि
1: खुब त्यसैको धुर उठान त अहिले पुलपुले त्यसका गल्ती सबै ढाकछोप गर के भनेदेखि पछि चाल पाउँछेस
5: होइन यसलाई त म केयर चलाउने यसलाई त
1: के गरी त लाउने नि तोरीको फुल देख्ने गरी दुई चार लाप्पा लाउने ठाउँमा आउँछ
6: लौ मलाई देखेर तर्सिनु पर्छ त
7: तिमी यहाँ होला भने मैले सोचेकै थिएन नि त
6: हेर न थाहा नपाएको जस्तो गरे म यहाँ छु भन्ने थाहा नभएको भए तिमी आउँथ्यौ त
7: कसम थाहा थिएन मलाई इन्दु बाउजूले बोलाउनु भएको भएर पो आएको म
6: होला खुब इन्दुदित त घरमा हुनुहुन्न
7: घरमा हुनुहुन्न रे बिहान धारोमा भेट्दा त दिउँसो आउनु है भन्नुभएको थियो मलाई
6: ए
7: ओ हरिश त्यो कुनातिर फर्केर के गर्नु लाग्यो तिमी
6: ह्याप्पी होली कुसुम।
8: मलाई अबिरको एलर्जी छ भने अब कस्तो चिलाउँछ
6: के हुन्न के
8: मलाई खेल्ने मन लाग्दैन।
6: त्यही भएर त म आएको तिमीलाई रङ डल्दिन।
8: ए त्यस्तो पो पख तिमीलाई
6: के गरेको हेर झोलाभरि रङ पर्यो।
8: के छ झोलामा?
6: शशी दिदीले रियानाको लागि सामानहरू पठाइदिनु भएको थियो।
8: खै रियानालाई के पठाइदिनु भएको दिदीले हेरौँ न।
6: खै मैले हेरेकै छैन, आमाले हालिदिनु भा।
8: आहा कस्तो राम्रो कस्तो राम्रो लुगा रहेछ, यो गुडिया पनि कस्तो राम्रो है।
6: गुडिया मन पर्यो?
8: अँ कस्तो राम्रो रहेछ। भर्नु निकाल रङ लाग्ला फेरि।
6: कुसुम
8: हजुर
6: तिम्रो लागि पनि मैले एउटा कुरा ल्याइदिएको छु नि।
8: मेरो लागि के कुरा
6: छ? एउटा गिफ्ट।
8: के गिफ्ट?
6: धोका लगाऊ न त अनि दिन्छु नि।
8: धोका लगाएर दिनु पनि के गिफ्ट हो र त्यस्तो?
6: पहिला लगाऊ न अनि देखाउँछु। केही हुन्न क्या तिमी नलाउने ल त।
8: कस्तो रहेछ झन् ढोका नलगाऊ भने होइन।
6: मैले तिमीलाई के गिफ्ट ल्याइदियो होला लगेस गर त।
8: खै मलाई के छ त
6: हेर त।
8: हरिस तिमी पनि साँच्चैको फोटो धुलाएर ल्याइदिएको यसमा त म कस्तो मोटो देखा रहेछु है। कहाँबाट पायो यो फोटो?
6: राम्रै त छ नि।
8: खुब कस्तो रहेछ क्या यो कस्तो फोटो पनि धुलाउने हो।
9: सके सुतेर बसेको होली इन्दु
8: ठुल्यामा।
6: कुसुम म जान्छु।
9: कान्छी इन्दुको मित भाइ होइन त्यो?
8: हो
9: तँ यहाँ के गरेर बसेकी?
8: इन्दु बोजूलाई कुरेर बसिरहेको थिएँ कि।
9: ए कोठाको ढोका सोका लाएर कुर्नु पर्ने चाहिँ के पारा हो त्यो?
8: होइन साँच्चै हो ठुली आमा।
9: नचाहिने कुरा गर्छेस? अन्त यो केटासँग कोठामा किन लठारेर बसेकी?
8: हामीले त्यस्तो केही गरेको छैन कि ठुली आमा, जे पाइ त नबोलौँ न।
9: ए केटासँग कोठामा थुनेर बस्ने अनि रङ दलादल पनि गर्ने, अझ मैले जे पाए त्यही कुरा गरेँ भनेर भन्छस् तेरी म नकचरी। होइन तिमीहरू बिच के गलत नभएको भए मलाई देख्ने बित्तिकै त्यो हरिस किन भागेल भन् त कुसुम।
10: ए आयुष, ओ आयुष बोलाइ आएछ नि छिटो।
11: के भयो के भयो देख्दै?
10: हेर्दै मेरो आँखामा अबिर परेन।
11: ए लिनु त यो बोतल पानी धुनु त।
10: के पानी दिएको यस्तो? यो त रक्सी पो रहेछ।
11: ल ए रुक्नु रुक्नु, तपाईँले दिनुभएको बोतल पो परेछ। यो लिनु त।
10: अरू छ पानी?
11: छैन यति हो, किनेर ल्याऊ त।
10: भयो भयो अलि हल्का भयो। ल पानी भनेर रक्सीले मुख धुन लगाएछ होइन, चढ्या नै बनाएर छोड्ने भइस।
11: मलाई के थाहा त, हेर्दै पानी जस्तै थियो।
10: रङ पनि कस्तो आँखै ताकेर हानेको न।
11: तपाईँलाई फेरि जता जता केटीहरू छन् उतै मुन्टो बटार्दै जानुपर्छ अनि
10: यसो हल्का रमाइलो त गर्नु परिगयो। अनि आयुष केटीहरू चाहिँ को रहेछ?
11: खै त्यो दिनेशलाई मामा भन्थे उसकै भान्जेहरू होला नि।
10: ए यो भान्जेहरू चाहिँ सही रहेछन् है दिनेश ब्रोको।
11: तर तपाईँ चाहिँ त्यो भान्जेहरूको नजिक नजानु होला है दाइ, वास गर्ने रहेछ ज्यू।
10: बिहान खाएको बेलासम्म गनाउँछ
11: अनि अघि थपे होइन त फेरि आफूले खानै नखाएर टुच्च टुच्च लगाइरहनु भएको छ अनि
10: होली हो केही हुन्न छोड्दे।
11: ए के हो यस्तो? यता छतमा हेर्नु त विवेक दाई, सोल्टेनाहरू त छतबाट पानी खानु थाले त।
10: लुगा खोलेर नन ठिक पर्थ्यो नि त।
11: है तेरि के भन्नुहुन्छ क्या दाई पनि?
10: त मुलालाई टार्जन हुनु मैले सिकाइ राख्नु पर्ने हो र।
11: हे दाई
10: छतबाट लुकी लुकी पानी खनाइदिने के पारा हो सोल्टिनीहरूको?
12: ह्याप्पी होली सोल्टी, ह्याप्पी होली।
10: त्यहाँबाट के पानी फालिरह त? यति आए भइगयो नि। ओ आयुष छतमै आए भइगयो भन्छन् त कि जाने हो?
11: हेत्र कहाँ जाने भन्नुहुन्छ दाई? त्यसको बाउ देख्नुहुन्न त्यहाँ? ऊ बाउले गाली गरे जस्तो सोल्टिनार त ताप पसे त।
10: साला सुडोलाई फेरि यही बेला आउनु परेको।
11: एकछिन वेट गरौँ न फेरि आउँछ नि कि। मेरो त मोबाइलमा पानी पऱ्यो क्या हो?
10: त्यहाँ छोड्दैन मोबाइल सबै।
11: मलाई हेर्नु न मलाई, मेरो त पुरै टक्कैभरि हो। कस्तो पानी हो गनाउँछ त
10: जस्तो भए पनि नयाँ आलिस क्यारे। अब चुप लाग, बरु म तेरोवटा फोटो खिचिदिन्छु यही हालतमा। ह्याप्पी होली भनेर भरे ट्याग गरेस्, पकै ल भयो
11: खै हेरौ त कस्तो छ
10: ल हेर आजको फोटो त के हेर्छ सबै बाँदरको थुतुनो जस्तो आएको छ
11: तपाईँको त झन् सेम यार हेर्नु त
10: के सेम भन्छ
11: दाँत मात्र टिलिक्क टल्किरहेको छ अरू त सब ढेँडो बाँदर जस्तो देखिरहेको
10: छ अनि होलीमा यस्तो त भइहाल्छ नि त्यही पनि हेर्न कस्तो हेर्छौँ देखाएको छ
11: दाइ तपाईँ त सधैँ अब यस्तै भनेर हिँड्यो हुन्छ यार एकदम ह्यान्डसम देखिरहेछ
10: नगर फाल्तु कुरा गर्नुभन्दा यो फोटो हेर्ला हेर त
11: नयाँ भाउजू हो कि क्या हो
10: भाउजू भन्दा पनि अस्ति मैले भनेको थिएँ नि बुझिस्
11: कुन त्यही डिम्पल कि के भन्ने
10: नाम त याद गरेर रहेछ त्यो केटोले दामी छ नि त
11: राम्रै छ
10: भेट्ने हो त
11: भेटौँ न
10: अनि खर्च त गर्नुपर्छ नि
11: 1200 रुपियाँ छ हो दाइ
10: त्यतिले डिम्पलसँग बस्नलाई होइन कि चटपटे खानालाई चाहिँ हुन्छ तँ तोरी 1200 बोकेर कि पानीपुरी खान जानला हो
11: ल अनि कति चाहिन्छ त
10: कम्तीमा पनि 8-10 हजार नबोकी त्यस्तो केटी भेट्न जान्छ कोही 12 नदेखा न
11: पैसा त म जसरी म्यानेज गरौँला नि दाइ तर लास्टमा पैसा जुटाउने काम मात्र त हुन्न नि
13: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेको नफलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट 4 जना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा 1 जना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
14: गत हप्ता सोधिएको प्रश्न थियो नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ यसको सही उत्तर हो 18 वर्ष सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ मुगुबाट कमला रावल दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ यहाँहरूलाई धेरै धेरै बधाई तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ साथै अङ्क 1 देखि 46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नु भएको छ तपाईँलाई धेरै धेरै बधाई हिनाजी तपाईँले स्मार्टफोन जित्नु भएको छ पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ अब यो हप्ताको लागि प्रश्न रहेको छ बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ प्रश्न फेरि एकपटक बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ
15: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660-1-34567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801-75008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 3-60-40 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 29।
2: सरहरूको मिटिङ अझै सकेको छैन है खुसबु?
3: आज मिटिङ लामै भइरहेछ। एक्जामको नोटिस आउँछ क्या?
2: आए नै हुन्थ्यो, हाम्रो साथीहरू पिकनिक जाने भन्दै थिए, एक्जाम भइसक्यो त ठिकै हुन्थ्यो।
3: किन?
2: मलाई पिकनिक सिक्निकमा खासै जान मन लाग्दैन।
3: ओहो, म हिसाबलाई कहिलेबाट यस्तो अचम्म लाग्यो त।
2: केही अचम्म मान्नु पर्दैन, मलाई अचेल यस्तो कुरामा केही इन्ट्रेस्टै लाग्दैन भने।
3: आज पानी पर्छ क्या है?
2: किन, चिसो बढाएछ भनेर?
3: होइन, तैँले यस्तो अचम्म कुरा गरेपछि पानी पर्दैन त।
2: त्यो कुरा छोडिदिएको बरु, तैँले मलाई एउटा हेल्प चाहिँ गर्नुपर्छ है खुसबु।
3: के हेल्प गर्नु पर्यो भन्न, मैले सक्ने गरिहाल्छु त।
2: तेरो फ्री टाइममा मलाई साइन्सको नोट बनाउनमा हेल्प गर्दैन यार, साइन्स सरले लास्टै गिरी गर्नु भएको छ भने।
3: अनि पढ्ने लेख्ने नगरेसी त सरहरूले भनिहाल्छ नि, नोट बनाउने बेला मोबाइल खेलाउन ठिक्क भयो होला। अनि
2: त्यस्तो होइन के, नरिसान।
3: अनि किन नगरे त अहिलेसम्म भन्दा?
2: त्यो आयुषले म बनाउँछु अनि तिमीले त्यही लेख्नु भनेको थियो, त्यसकै भर परेर बसेको त, त्यो त अब कलेज आउन छोड्यो।
3: साँच्चै त्यो अहिलेसम्म कलेज आएको छैन है?
2: कहाँ आउनु, त्यसलाई झन् क्लबबाट पनि निकालेपछि त लास्टै भएको छ अरे त्यो त।
3: कस्तो लास्टै?
2: त्यही खाजा पनि नखाने, बाहिर बाहिर बस्ने रे, रुममा पनि आउँदैन अरे अहिले त।
3: कसले भने तँलाई चाहिँ फेरि?
2: त्यो किसानले कुरा गर्दै थियो।
3: के भयो होला त्यो आयुषलाई, अस्ति नि मसँग त्यत्तिकै झगडा गर्न आयो मैले फोटो भाइरल गरेँ भनेर।
2: त्यही त खै, पहिला त त्यो त्यस्तो थिएन।
3: रुजिना एकचोटि फोन गर्न त्यसलाई बरु।
2: फोन पनि लाग्दैन क्या त्यसको, अस्ति नै एक दुई दिन त लागेको थियो, अहिले फेरि बन्द भन्छ।
3: अब भइसकेको कुरालाई सम्झेर के गरे होला यस्तो?
2: खै, मैले पनि त्यही भने हो,
3: त्यस बेला कति सम्झाए मानेन, भने कि नमानेपछि यस्तै हुन्छ।
2: त्यो त जहिले पनि लजाउँथ्यो त, केटीसँग त झन् बोल्न पनि डराउँथ्यो, कसरी यस्तो गर्यो होला है त्यसले?
3: अब के गरेपछि के हुन्छ भन्ने थाहा नपाएपछि कि यस्तै हुन्छ।
2: म त हिजै तँलाई भनौँला भनेर बसेको थिएँ, हिजो फेरि तँ पनि कलेज आइनस्।
3: हिजो घरमै थिएँ क्या, इमर्जेन्सी काम परेको थियो, फोन गरे भए भइहाल्थ्यो त तैँले।
2: अब यस्तो कुरा पनि के फोन नगर्नु भनेर नि, अब के गर्ने होला खुसबु?
3: पहिला त हामीले आइसा सम्झाउनु पर्छ हेर, त्यस्तै गरिराख्न थाल्यो भने त ज्यानकै खतरा भइहाल्यो नि।
2: ठिक भनिस् तैँले।
3: अनि यस्तो कसले गर्यो त्यो नि पत्ता लगाउनुपर्छ नि।
2: त्यही मुनु शर्मा भन्ने हो रे त, त्यसलाई भेट्न पाएँ भने त्यसको कपाल सपाल भुत्लाएर म।
3: तैँले चिन्छस् त त्यसलाई?
2: चिना भए म आजसम्म चुप लाएर बस्थेँ, उसले ठिक पार्थे त्यसलाई म।
3: त्यो मुनु शर्माले नहुन पनि त सक्छ नि।
2: अब त्यसैलाई त पठाएको रे त्यो महाराजले फोटो, अनि अर्को फोटो पाएको तैँले, तैँले होइन भनेपछि अरू कसले गर्छ भन् त?
3: तँसँग भएको त्यो आइडी रियल मुनु शर्माकै हो भन्ने केही प्रमाण छ?
2: अहिले किन चाहियो प्रमाण, त्यसैलाई फोटो पठाएपछि अरू कसले गर्छ भन् त?
3: सुन रोजिना, कुरा जहिले पनि बुझेर गर्नुपर्छ हेर, त्यस्तै हावातालमा गरेर हुँदैन।
2: अब आयुषले मुनुलाई पठाएको अनि मुनुले अरूलाई पठाएको, अब यसमा के बुझ्नु छ र?
3: मेरो कुरा सुन्न पहिला।
2: भन।
3: आयुषको फोटो भाइरल भयो होइन, अनि फोटो भाइरल हुनसाथ रिब्लक भयो, हो कि होइन भन् त?
2: त्यही भएको हो।
3: अनि मुनु शर्माले गरेका पोस्ट सबै रिमुभ भएको छन् होइन? अब यो सबै कुराले मुनु शर्मा भन्ने कसैले आयुषलाई फसाउन बनाएको फेक आइडी पनि त हुनसक्छ नि, तँलाई त्यस्तो लागेको छैन?
4: भुङ्रे खोला बग्यो उर्ल्यो सलाला क्या गीत, भुङ्रे खोला बग्यो उर्ल्यो सलाला, त्यसले गीत त ठाउँका ठाउँ फुराउँछ यार। जमानाको त गायकै हो नि, अहिले पो बानी छोड्दै गयो त। साउ, ओ साउजी।
5: हजुर।
4: कहाँ किचनबाट? हजुर भने यतै आउनुहोस् त।
5: भाइ
4: तपाईँको होटलमा आउन ढावा नै बन्द गरेर आएको छु, के कसो एकमत हो नि, यसरी नहेप्नु न यार।
5: भन के ल्याम?
4: एक गिलास थप्नु पर्यो क्या टक्क लाएर, अनि यसको लागि पनि एक प्लेट सितन पनि ल्याउनु पर्यो क्या साउजी।
5: ए ल ल ल्याइदिन्छु।
4: भाइ भन। ए सामान
6: हुन्छ, भोलि आउँदाखेरि लिएर आए हुन्छ। ओके ओके भाइ, ल।
4: कसको हो र?
6: टङ्कको टङ्के कि। भोलि आउँदा पसलबाट सामान पनि लिएर आउँ कि दाई भन्छ। मलाई भन्दा पनि बढी उसलाई ढावाको चिन्ता छ कि।
4: जोस, काम गर्ने मान्छे चाहिँ तैँले गतिलै पाओ।
6: टक्क लाएर उसले पनि म जस्तो साहु पाएछ, मैले पनि ऊ जस्तो स्टाफ पाएछ।
4: अब दुईजनाले गर्ने काम चाहिँ एक्लै भ्याउने खाले रहेछ हौ केटो।
6: सबै भ्याउँछ नि काम त। अब उसलाई मात्रै अलिक गाह्रो हुन थाले जस्तो छ। बरु हिक्मत, ऊ जस्तै अर्को काम गर्ने केटा कोही थपौँ कि भनेर सोचिरहेको छु। त्यस्तो नजरमा कोही छ भने भनौँ त।
4: को पाइन्छ र खै, तैपनि बुझौँला
5: भाइ। ल
6: आयो, लिएर राखौँ राखौँ। एकदम मिठो छ है साहुजी, एकदम मिठो छ। बरु अझै एक गिलास थपिदिनु पऱ्यो टक्क लाएर।
5: भयो भयो, धेरै भयो, अब घर जाऊ।
6: होइन, कसले डिस्टर्ब गर्छ फेरि फोन गरेर? यो मोबाइल पनि
4: उठ्छ भयो, नखाउ। यति भएपछि पुग्छ क्या
6: ट्रेट?
4: अबेला पनि भइसक्यो, फेरि मेरो घरमा पनि गाली गर्छ।
6: त पनि आज मरे भोलि दुई दिन, किन हतार? के को डर?
4: उस फोन उठान, भाउजूको होला।
6: ए हो रहेछ यार, के उठाउनु यस्तो बेलामा?
4: अब आउनलाई भन्न, किन काटेको?
6: भन त। ए फोन उठाउँदा आफै काटेको हो क्या? अन्त छैन, ढाबामै हो।
4: ए ए भाइ, त्यहाँ लगिदेऊ एक प्लेट तरकारी र रोटी लगिदेऊ त।
6: बिजी छु बिजी छु भने त ल राख्देऊ। ल ल
4: ल ल, छिटो खाए, यति सकेर लाग्नुपर्छ यार। कस्तो हैरान बनाउँछ नि यार, इन्जोइस लिन पनि ठिकसित पाइँदैन।
6: एकछिन है। पदम, दर्शन दर्शन ठिकै छ, म अहिले मिटिङमा छु। के गरे? माझकोटमै आएको छु रे। ल
4: के भयो उत्सव, आज फोन आएको छ त?
6: झिल्टिङबाट सालो केटो बोल्या भनेको त घरमै आएको रहेछ नि।
4: भाउजूलाई गराएको टन्नै छन् भनिस्, सालोलाई मिटिङमा छु भनिस्, पुरा बिग्रे नि त।
6: केही फरक पर्दैन।
4: सानो चाहिँ किन आएछ त?
6: खै, उसकै दिदी भेट्न आएको होला नि।
4: अलि छिटो खाउन जाउँ।
6: ए कहिले नगएको घर हो र, जाउँला नि। ल अझै एक थप्ने हो, पुगेको छैन। मगाऊ त
4: अझै थप्ने। मलाई त पुग्यो, त खाने भयो। खाने
6: हो खाने हो।
4: साहुजी, अर्को एक गिलास ल्याइदिनु, अनि हिसाब पनि गरिदिनु। एउटा कुरा नि हुन्छ।
6: के कुरा?
4: रिसम चाहिँ नरिस है।
6: ओके,
4: त आजकल त खासै घर जान मन गर्दैन, किन? तिमीहरू बिच केही नराम्रो भइरहेको?

0: ओहो कुसुम, पैसा हराए कि के हो?
1: होइन।
0: अनि के खोज्या त?
1: ए देखेनौ, चप्पल छुट्या छ मेरो, बाँध्ने कुरा खोजिरहेको छु।
0: हरिस उताउँदै तिमीले के को फेर, यसले गरिदिइहाल्छ नि, होइन त हरिस?
2: नकरा, बढी बोल्छ त जाँदै गर्दा।
0: के हो मलाई भगाइदिने?
2: हे जान, म एकैछिनमा आउँछु।
0: ल ल छिटो आइज नि त्यहाँ, फेरि यता अलमारी बसिराख्ला।
2: आइहाल्छु भने त खुरुक्क जान।
0: ल ल, बेस्ट अफ लक, बाई बाई कुसुम।
2: वर्ता न हो, खुरुक्क जान।
1: किन बेस्ट अफ लक भनेको त्यो अजयले?
2: खै मलाई के थाहा,
1: आफ्नै साथीको कुरा नि थाहा हुँदैन तिमीलाई?
2: थाहाको कुरा नगर न यार, थाहा छैन भने त।
1: अय्या
2: के भयो कुसुम?
1: कोच्यो केले, काडा हो कि क्या?
2: खै हेरौँ,
1: बो पर्दैन,
2: देखाउ न भने।
1: केही भएको छैन,
2: जिद्दी नगर न यार, यता यो ढुङ्गामा बस, आऊ भने। खै मलाई खुट्टा देखाउँ त,
1: म पर्दैन। तिम्रो तनुले थाहा पायो भने रिसाउली नि फेरि।
2: सबैजना तिमी जस्तो घमण्डी हुँदैनन्, बुझ्यौ?
1: घमण्डी मान्छेसित किन बोल आएको त, जाऊ न आफ्नै तनुसँग।
2: नचाहिने कुरा नगर न, खुट्टा देखाउ त, म काँडा झिकिदिन्छु।
1: पर्दैन, म आफै झिक्न सक्छु।
2: यस्तै जिद्दी गर्छौ र त, खै खुट्टा देऊ। निस्किनै लागिसक्यो। ल ल हेर त, कत्रो ठुलो काँडा रहेछ,
1: कस्तो दुखेको।
2: किन उठ्या फेरि? खुट्टाबाट रगत आइरहेछ, एकछिन अम्लाले थिचेर बस त।
1: चप्पल बाँध्ने कुरा खोज्नु परेन, मलाई घर जान ढिलो भइसक्यो क्या।
2: म खोजिदिन्छु नि, तिमी बस।
1: को पर्दैन, म आफ्नो काम आफै गर्न सक्छु।
2: अर्को खुट्टामा पनि काँडा बिजाउनु मन छ, खुरुक्क बस, म खोजिदिन्छु। प्लास्टिकले पनि हुन्छ होला है?
1: हुन्छ होला, यो घरसम्म धाने मात्र पनि पुग्छ मलाई।
2: खै त तिम्रो चुडिएको चप्पल?
1: तिम्रै पछाडि छ।
2: मैले त देख्दै नदेखेँ। ल भयो,
1: थ्याङ्क यू हरिस।
2: हस्, अनि किताब कापी बोकेर तिमी कता जान लाग्या?
1: नोट लिन गौरीका गएको थिएँ, अब घर फर्किन लागेको।
2: के को नोट?
1: साइन्सको, इङ्ग्लिसको पनि छ।
2: हिजो मलाई गौरीले कुसुमलाई म्याथ प्र्याक्टिस गराइदिन्छौ भनेर सोध्दै थिए।
1: ए हो र, अनि के भन्यौ त तिमीले?
2: कुसुमले मसँग पढ्न खोजे कि तिमीले मात्र पढाइदेऊ भने भनेर सोधे।
1: मैले भने भने
2: के?
1: मैले नै तिमीलाई म्याथ पढाउन हेल्प गर भने तिमीले मलाई म्याथ पढाइदिन सक्छौ त हरिस?
2: पढाउन त पढाउला, तर तिमीले मैले भनेको कुरा मान्नुपर्छ, हुन्छ?
3: नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू भन्नुहोला। नाटकमा सोधिने प्रश्नको उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपिगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सबभन्दा छिटो सही उत्तर दिन्छ त्यसमध्येबाट दुईजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुन्छ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा हामी एकजना सुपर विजेता घोषणा गर्छौं। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुन्छ। त्यति मात्र होइन, हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर उपहार दिइनेछ।
4: गत हप्ता सोधिएको प्रश्न थियो, तपाईँले भर्खरै सुन्नु भएको नाटकको नाम के हो? यसको सही उत्तर हो रोपेगुना फल। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाँकेबाट आसाराम थारू, सोलुखुम्बुबाट फिन्जा शेर्पा, डोटीबाट जुनकिरी थापा र डडेलधुराबाट सुभाष चन्द्र विश्वकर्मा विजेता बन्नु भएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्? प्रश्न फेरि एकपटक, कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन्?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9800170008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओए कुसुम, छा मैले स्कुलभरि खोजे, यो त यहाँ पो आएर बसिरहेछ। नौ, यो त रोएर पो बसिरहेछ, किन रोगी त, के भयो भन् न, किन रोगी?
3: त्यतिकै
2: त्यतिकै नै गइरहन्छ, कुरुक्क भन् त।
3: मेरो रिजल्ट, म ताईलाई के भनेर मुख देखाउने?
2: किन, के भयो त्यो रिजल्ट?
3: डागी सरले भने क्लास भरिकै लास्ट भयो अरे म।
2: ला, हो र,
3: सबैको अगाडि भन्नुपर्छ त। भन् त गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
2: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखि सधेन।
3: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानुपर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्थे त्यो।
2: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन। भयो अब नरो, जे हुनु भइसक्यो।
3: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
2: त्यसो नभन्न, कस्तो रहेछ?
3: म क्लासमै लास्ट हुन त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई,
2: तनुको सियाएर नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
3: कसले भने तँलाई?
2: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
3: अब त्यसले मलाई झन् धाकिदिन्छ होला।
2: त चिन्ता नगर कुसुम, यदि त्यसले केही भन्यो भने त्यसलाई जानेछु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जाम घर।
4: नै जाँदिनँ म, घरमा दाइलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
2: अब जे हो त्यही भन्ने, अरू के भन्छस्?
3: होस्, जानु, दाइले मार्नुहुन्छ।
2: अब मारे मर्दे, अरू के गर्ने त?
4: नाकेरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 80 उपदेश 300 खुम्बे।
2: हे कुसुम, जेपिटी नबोले, मेरो नि त्यही B+ आ त हो नि।
4: अब के गर्ने भन्न गौरी, मैले त केही सोच्नै सकिनँ।
2: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
4: के
2: गाली भनेको के?
4: ए गौरी, आज तेरो घरमा जान्छु है म।
2: ओके छ त, हिट जम।
4: नै होस्, जान ल गौरी।
2: किन नि फेरि?
4: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला। बरु यो रिजल्ट तँलाई जानु है।
2: अनि घरमा चाहिँ के देखाउँछ सर?
4: घरमा रिजल्ट नै आएको छैन भन्छु।
2: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
4: घरमा म पास भए भन्छु।
2: ए के भन्छ यो, घरि पास घरि फेल? ए
4: मेरो मार्कसिट तँ लिएर जा भनेको कि।
2: के भन्छ भन्छ?
4: भगवान, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको कि, अब बुझिस्?
2: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जाउँला, तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्। तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ, भन् त मलाई।

0: साउजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिउँ न।
1: ए ल, पख्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि होइन अङ्कल?
0: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छे, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छि। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा 100 रिचार्ज दिउँ त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुवासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडेर हिँड्नुहुन्छ।
3: बाबा दिनेश अङ्कलले 2 गत्ता साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ।
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ रे, तपाईँसँग कुरा नै गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाटै लिएर जाउँला, यहाँ चिउरा नि सकिन लागेको छ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र? अनि कताबाट आइपुग्यो त आज?
2: खासमा म आज तिमीसँगै कुरा गर्न भन्दा आएको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचेको पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलि प्रष्ट भन न, के कुरा गर्न खोज्या हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै हिँड्छौ रे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे उसले।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्ता वाइगात कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेको छु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेको छौ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नभन्नु ल।
3: के को जेपिटी? अरूको के कुरा, तिमीले मैलै फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठाने छौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। यी यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हो?
3: होइन भनेर नजितै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोज्या भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजबाट मेरो इन्सल्ट गर्दै हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा काम सक्यो
1: सक्यो खै उता छ र
0: होइन आज के भयो यति चाँडै सुत्न पो लाग्यो त
1: जे भयो नि भयो नि
0: हेर न फेरि उता फर्केर सुत्यो कि रमा यता हेर न यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएछ कि रमा रमा प्यारी
1: हे मलाई हेर्नु मन छैन आफै हेर बरु भोल्युम चाहिँ अलिक कम गर मलाई निन्दा लागिसक्यो
0: यति चाँडै
1: अनि के गर्नु त
0: ल के भयो झर्को र फर्को पो छ त किन रिसाकिर तिमी के भयो भन त
1: जे भयो नि तिमीलाई मेरो कुरा सुन्ने फुर्सद भए पो त
0: के भने नि त्यस्तो के भयो तिमीलाई भन त
1: केही भएको छैन मलाई सुत्न देऊ
0: सुत सुत आफ्नो कमाइ भएन भने सबैले हेप्छन् भन्नुहुन्थ्यो आमाले हो रहेछ
1: मैले कहिले त्यस्तो कुरा गरेको छु र
0: त्यसो भए के हो भन त के आमाले के भन्नुभयो तिमीलाई
1: छैन
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो
0: पहिले त टाइममै हुन्थ्यो होइन र
1: सधैँ टाइममै हुन्थ्यो र त टेन्सन भयो नि
0: होला नि त किन चिन्ता लिन्छौ
1: खै खाना पनि खासै खान मन लाग्दैन सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि
0: ल अब हुनै भने त्यसमा दुःखी हुनुपर्ने कुरा नै के छ र भन त खुसी हो न टक्क लाएर
1: भयो खुसी दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ तिमीलाई त के छ र
0: ल जे हुनु भइगयो के रमा यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न
0: अब किन टेन्सन लिनु पर्यो र झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ सम्झ त
1: अहिलेसम्म त्यही एउटा भएको छोरा त छेउ पर्न माने छैन छोरी भयो भने यस्तो त्यस्तो रे कति न
0: अब पार आउँछ कि रमा तर
1: किन
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भयो होला जस्छ
1: के गर्न त खोजिरहेछौ त यहीँ के गर्दा हुँदैन
0: खै यता पनि खासै केही होला जस्तो लागेन रमा अब हाम्रो घरको अवस्था तिमीलाई पनि थाहा छँदैछ
1: जे जस्तो छ त्यसैमा चलौँला नि चल्दैछ त
0: चल्न त चलिरहेछ नि रमा मलाई पनि त रहर छ नि टन्न पैसा कमाउँला सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने
1: खै पहिला नि गएकै हो खासै केही भएन अब गएर नि भने जस्तो कमाइ होला भन्ने पनि छैन नि
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो के गर्नु
1: उत्सव
0: भन
1: यति बच्चा बसेकै हो भने नि यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो
0: हुन त हो नि रमा अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ मैले यसो गरिन उसो गरिन सँगैको साथीले यसो गरिसके तैँले केही गरिनस् सुन्दा सुन्दा म त वाक्क दिक्क भइसकेँ
1: आ भन्नेले जे नि भन्छ नि अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र अब फेरि विदेश जाने भनेर सबैतिर भनिसके अब एक दुई साल त हो यसो दुःख गर न घरमा आमा हुनुहुन्छ छोरो छ किन चिन्ता लिन्छौ
1: अँ आमाको बानी थाहा छ त्यसो नि तिमीलाई
0: त्यस्तो केही हुन्न कि रमा सुर्ता नल्यो अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो उत्सव सन्देश पनि सानै छ दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त मलाई पनि गाह्रो हुन्छ नि
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ गत हप्ता सोधिएको प्रश्न थियो विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन् यसको सही उत्तर हो क्रिकेट सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल सोलु खुम्बुबाट सृजना तामाङ डडेलधुराबाट निरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन् प्रश्न फेरि एकपटक निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप आरओजीएफ टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार शुरूमा 2 त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 12।
2: कुसुम, ओए कुसुम, छा मैले स्कुलभरि खोजे, यो त यहाँ पो आएर बसिरहेछ। नौ, यो त रोएर पो बसिरहेछ, किन रोगी त, के भयो भन् न, किन रोगी?
3: त्यतिकै
2: त्यतिकै नै गइरहन्छ, कुरुक्क भन् त।
3: मेरो रिजल्ट, म दाइलाई के भनेर मुख देखाउने?
2: किन, के भयो त्यो रिजल्ट?
3: डागी सरले भने क्लास भरिकै लास्ट भयो अरे म।
2: ला, हो र,
3: सबैको अगाडि भन्नुपर्छ त। भन् त गौरी, त्यो सरले मेरो बेजतै गर्यो।
2: जाँचमा तेरो चिट भेटेपछि त्यसले तँलाई देखि सधेन।
3: त्यो चिटबाट मैले के लेखा पनि त थिएन नि, बेक्कामा नराम्रो मात्रै भयो म। अब सधैँ त्यो भुडे सरको गाली खानु पर्ने होला मैले, मलाई गाली गरेको सुनेर अझै हाँस्दै थियो।
2: त्यो सर त्यस्तै हो के, गाली गर्न थालेपछि दाया बाया केही हेर्दैन। भयो अब नरो, जे हुनु भइसक्यो।
3: तँलाई पो भन्न सजिलो छ नि, आफूलाई परेको भए थाहा हुन्थ्यो तँलाई।
2: त्यसो नभन्न, कस्तो रहेछ?
3: म क्लासमै लास्ट हुन त नपर्ने हो, अलिअलि त लेखेकै थिएँ। त्यो तनुले पनि जित्यो त मलाई,
2: तनुको सियाएर नि त, त्यो चाहिँ लास्ट हुन्छ भनेको त।
3: कसले भने तँलाई?
2: त्यसैले भने कि म आउँदा त्यो रिजल्ट लिएर फर्किँदै थिएँ, बाहिर गेटमा भेटेँ।
3: अब त्यसले मलाई झन् धाकिदिन्छ होला।
2: त चिन्ता नगर कुसुम, यदि त्यसले केही भन्यो भने त्यसलाई जानेछु। छोड्दे, अर्को पालि राम्ररी पढ्नु, अहिले जाम घर।
4: नै जाँदिनँ म, घरमा दाइलाई पक्का पास हुन्छु भनेको छु, के भन्ने घर गएर?
2: अब जे हो त्यही भन्ने, अरू के भन्छ?
3: होस्, जानु, दाइले मार्नुहुन्छ।
2: अब मारे मर्दे, अरू के गर्ने त?
4: नाकेरा, आफ्नो रिजल्ट राम्रो आयो अनि 38 उपदेश 300 खुम्बे।
2: हे कुसुम, जेपिटी नबोले, मेरो नि त्यही B+ आ त हो नि।
4: अब के गर्ने भन्नु गौरी, मैले त केही सोच्नै सकिनँ।
2: अब के गर्नु नि, घर जाने, जे भएको खुरु खुरु त्यही भन्ने अनि मजाले खाने।
4: के
2: गाली भनेको के?
4: ए गौरी, आज तेरो घरमा जान्छु है म।
2: ओके छ त, हिट जाम।
4: नै होस्, जान ल गौरी।
2: किन नि फेरि?
4: फेरि कहाँ गई, के भयो भनेर दुनियाँ कुरा होला बरु। बरु यो रिजल्ट तँलाई जानु है।
2: अनि घरमा चाहिँ के देखाउँछ सर?
4: घरमा रिजल्ट नै आएको छैन भन्छु।
2: कस्तो आलु जस्तो कुरा गर्छ है यो कुसुम। अनि घरबाट चाहिँ रिजल्ट लिन आएको भने होइन?
4: घरमा म पास भए भन्छु।
2: ए के भन्छ यो, घरि पास घरि फेल? ए
4: मेरो मार्कसिट तँ लिएर जा भनेको कि।
2: के भन्छ भन्छ?
4: भगवान्, तँ अहिले मेरो मार्कसिट लिएर जा, म घरमा मार्कसिट नै आएको छैन भन्छु भनेको कि, अब बुझिस्?
2: अन्त सौगात दाईसँग झुटो बोल्न सक्छस् त? ठिकै छ नि त, अहिले त म तेरो मार्कसिट लिएर घर पनि जाउँला, तैँले घरमा पास भयो भनेर झुट पनि बोलिस्। तर कुसुम, त आफू फेल भएको कुरा कहिलेसम्म लुकाउन सक्छस् हँ, भन् त मलाई।

0: साउजी चिनी दिनुहोस् न।
1: चिनी कति लाने? लानु न, कति राखिदिउँ?
0: 2 किलो राखिदिउँ न।
1: ए ल, पख्नुहोस् है।
2: अङ्कल नमस्ते।
1: नमस्ते। ओहो विवेक बाबु, आज 81 कताबाट देखा पर्नुभयो त? खासै यतातिर आउने मान्छे त होइन तपाईँ।
2: यसो घुम्दै आएको अङ्कल, अङ्कलको याद आयो अनि यसो मिलाएर बाटो पारेको नि।
1: अरू केही दिउँ?
0: अहिलेलाई यति नै हो साउजी, पैसा लिनुहोस् त।
2: अरू सबै ठिकै छ नि होइन अङ्कल?
3: त साउजी गए है।
1: ठिकै त मान्नु पर्यो, अहिलेसम्म बाँचेकै छ। बसौँ न बाबु, यतै बसौँ।
2: ठिकै छ अङ्कल, म यतै कुर्सीमा बस्छु। अनि साँच्ची खुसबु आजकल पसल बस्दिनन्? जहिले हजुर मात्र देख्छु त पसलमा।
1: बस्छे, आज नि दिनभरि उही त थिए, अहिले सामान छर्न गएकी छ। अनि केही काम थियो र बाबु खुसबुसँग?
2: छैन अङ्कल, यत्तिकै कता छिन् भनेर मात्रै। ओहो ब्यालेन्सै सकिएछ अङ्कल, एउटा सयको रिचार्ज दिउँ त।
1: ए भइहाल्छ नि, कुन नमस्ते त होला?
2: हजुर नमस्ते।
1: ए यी लिनुहोस्।
2: थ्याङ्क यू अङ्कल। यी यो पैसा राख्नु न।
1: ए अनि घरतिर बुवा आमा सबैलाई सन्चै छ त?
2: हजुर अङ्कल सबै ठिकै छ।
1: अचेल त बुवासँग फोन पनि भएको छैन, पार्टीमा हिँड्दै फुर्सद छैन होला राजनीति गर्ने मान्छे।
2: हजुर अङ्कल, पार्टी भनेपछि त बुवा खाना नै छोडेर हिँड्नुहुन्छ।
3: बाबा दिनेश अङ्कलले 2 गत्ता साबुन अनि 1 बोरा चिउरा र आजसम्मको हिसाब ल्याइदिनु भन्दै थिए।
1: ए हुन्छ।
3: चाँडै ल्याइदिनु भन्दै थिए, बाहिर जानु छ रे, तपाईँसँग कुरा नै गर्नु छ भन्दै थिए।
1: ए हो र, ल खोइ त स्कुटीको चाबी दे त।
3: चाबी त स्कुटीमै छ।
1: ए ल विवेक बाबु बस्दै गरौँ है, म एकैछिनमा आइहाल्छु।
2: म नि निस्किन्छु अङ्कल।
3: अनि सामान त
1: गोदामबाटै लिएर जाउँला, यहाँ चिउरा नि सकिन लागेको छ।
2: के हो खुसबु, तिमी त के छ भनेर पनि सोधिदिनौ त, भाउ बढेको कि के हो?
3: तिमीलाई त्यस्तो लाग्छ भने त के भन्नु र, अनि कताबाट आइपुग्यो त आज?
2: खासमा म आज तिमीसँगै कुरा गर्न मन लागेको।
3: मसँग के कुरा हो र?
2: अचेल अलि अर्कै अर्कै व्यवहार गर्न थाले रहेछौ।
3: कस्तो व्यवहार र?
2: त्यो त तिमीलाई पनि थाहा होला नि, तर तिमीले यस्तो गर्छौ भनेर सोचेको पनि थिइनँ यार मैले।
3: कस्तो कुरा घुमाइरा, अलि प्रष्ट भन न, के कुरा गर्न खोज्या हो? मैले के गरेर
2: मेरो बारेमा चाहिने नचाहिने कुरा गर्दै छोडे?
3: के भनेर त्यस्तो नचाहिने कुरा, प्रष्ट भन न।
2: खै मैले केटीहरूलाई जिस्काउँछु रे, खत्तम मान्छे हुँ रे।
3: त्यो त मैले भन्नै पर्दैन नि, तिम्रो व्यवहारबाटै बुझिन्छ।
2: होइन तिमीलाई जेलसी भएको हो, मसँग हाँसेको बोलेको
3: को हो र तिमी मेरो जेलस हुन?
2: होइन भने किन मेरो पछाडि लागि परेको त?
3: यस्तो वाइगत कुरा नगर है मसँग, तिम्रो पछाडि लाग्ने खाले केटी नसोचे हुन्छ मलाई, बरु पछाडि त को लागिरहेको छ बुझिरहेको छु मैले।
2: भनेको
3: मान्छेले अनावश्यक फोन गरेर म्यासेज गरेर सताइरहेको छौ होइन?
2: कसलाई फोन गरेँ मैले?
3: नयाँ नयाँ नम्बरबाट कहाँ कहाँ फोन हुन्छ एक एक थाहा छ मलाई।
2: मैले कसलाई त्यसो गरेँ? जेपिटी चाहिँ नभन ल।
3: के को जेपिटी? अरूको के कुरा, तिमीले मैलाई फोन गरिरहेछौ, थाहा पाउँदिन भन्ने ठानेछौ होइन?
2: कहिले फोन गरेँ मैले तिमीलाई?
3: थाहा पाउँदिन जस्तो लागेछ। ए यो 714 भएको कसको नम्बर हो तिम्रो होइन?
2: मेरै नम्बर भन्ने चाहिँ के ग्यारेन्टी छ हो?
3: होइन भनेर नजितै हुन्छ विवेक, मैले उत्ति बेला मम्मीको नम्बरबाट फोन गर्दा आफैले म विवेक हो कसलाई खोज्या भन्दै थियौ त।
2: सिम्पल यार, यो मेरोमा अलिअलि त भइहाल्छ नि, अनि यसैलाई पुरै इस्यु बनाएर कलेजभरि मेरो इन्सल्ट गर्दै हिँड्दिने त?
3: तिम्रो लागि सिम्पल होला तर मेरो लागि होइन विवेक, मलाई यस्तो कुरा मन पर्दैन। फेरि पनि यसरी अनावश्यक फोन गर्ने जिस्काउने गर्यो भने म जुन हदसम्म पनि जान सक्छु, याद राख।

0: रमा काम सकियो?
1: सकियो, खै उता छ र।
0: होइन, आज के भयो यति चाँडै सुत्न पो लाग्यो त?
1: जे भयो नि भयो नि।
0: हेर न फेरि उता फर्केर सुत्यो कि। रमा यता हेर न, यो गीतमा कस्तो हाँसो उठ्दो भिडियो बनाएर रहेछ कि। रमा, रमा प्यारी,

0: के आमाले के भन्नुभयो तिमीलाई?
1: छैन।
0: अनि तिमीलाई भएको चाहिँ के हो खासमा भन त?
1: यहाँ आफ्नो मिन्स नभएको 15 दिन भइसक्यो।
0: पहिले त टाइममै हुन्थ्यो होइन र?
1: सधैँ टाइममै हुन्थ्यो र त टेन्सन भयो नि।
0: होला नि त, किन चिन्ता लिन्छौ?
1: खै खाना पनि खासै खान मन लाग्दैन। सन्देश पेटमा हुँदा जस्तो भएको थियो त्यस्तै भइरहेछ मलाई आजभोलि।
0: ल अब हुनै भने त्यसमा दुःखी हुनु पर्ने कुरा नै के छ र भन त? खुसी हो न टक्क लाएर
1: भयो खुसी। दुःख पाउने भोग्ने सबै मैले गर्नुपर्छ, तिमीलाई त के छ र?
0: ल जे हुनु भएको के रमा, यो खुसीको क्षणमा त हल्का नाच्दिउँ कि क्या हो टक्क लाएर।
1: मान्छेलाई यहाँ कस्तो टेन्सन भएको छ उसलाई भने हेर न।
0: अब किन टेन्सन लिनु पर्यो र? झन् अब छोरी भइदिएदेखि त ओहो घरको शोभा नै छुट्टै हुन्छ, सम्झ त।
1: अहिलेसम्म त्यही एउटा भएको छोरा त छेउ पर्न माने छैन, छोरी भयो भने यस्तो त्यस्तो रे कतिनु।
0: अब पारा आउँछ कि रमा? तर
1: किन
0: खै यसपालि पनि तिमी सुत्केरी हुने बेलामा आफू बाहिरै भयो होला जस्तो छ।
1: के गर्न त खोजिरहेछौ त, यहीँ के गर्दा हुँदैन?
0: खै यता पनि खासै केही होला जस्तो लागेन रमा। अब हाम्रो घरको अवस्था तिमीलाई पनि थाहा छँदैछ,
1: जे जस्तो छ त्यसैमा चलौँला नि। चल्दैछ त,
0: चल्न त चलिरहेछ नि रमा। मलाई पनि त रहर छ नि, टन्न पैसा कमाउँला, सके विलास नगरमा एउटा राम्रो घडेर जोडौँला, अनि तिमीलाई पनि खुसी बनाएर राखौँला भन्ने।
1: खै पहिला नि गएकै हो, खासै केही भएन। अब गएर नि भने जस्तो कमाइ होला भन्ने पनि छैन नि।
0: त्यो बेला कोरोनाले गर्दा त्यस्तै भयो, के गर्नु? भन न,
1: यदि बच्चा बसेकै हो भने नि यस्तो अवस्थामा मलाई पैसा सैसा भन्दा नि तिमी साथ भइदिए हुन्थ्यो जस्तो लाग्छ। पहिला पनि तिमी नभएर साह्रै गाह्रो भयो।
0: हुन त हो नि रमा, अब छरछिमेकका कुरा पनि त तिमीले सुनेकै छौ। मैले यसो गरिन उसो गरिन, सँगैको साथीले यसो गरिसके, तैँले केही गरिनस्। सुन्दा सुन्दा म त वाक्क दिक्क भइसकेँ।
1: आ भन्नेले जे नि भन्छ नि, अहिलेलाई अलिअलि खर्च बर्चको लागि मेरो जागिर छँदैछ नि। घर खर्चमा आमाको अचार बेचेर पुगेकी छ।
0: मलाई पनि तिमीसँगै बस्न मन नभए कहाँ हो र? अब फेरि विदेश जाने भनेर सबैतिर भनिसके। अब एक दुई साल त हो, यसो दुःख गर न। घरमा आमा हुनुहुन्छ, छोरो छ, किन चिन्ता लिन्छौ?
1: अँ आमाको बानी थाहा छ त सन् तिमीलाई।
0: त्यस्तो केही हुन्न कि रमा, सुर्ता नल्यो। अब यहाँ म भएर पनि के नै गर्ने हो र भन त?
1: कमसेकम तिमी यहाँ भइदियो भने मात्रै पनि कति सजिलो हुन्थ्यो उत्सव। सन्देश पनि सानै छ, दुई दुईवटा बच्चा म एक्लैले कसरी स्याहार्ने भन त, मलाई पनि गाह्रो हुन्छ नि।
2: आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। हरेक हप्ता सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँले पुरस्कार पनि जित्न सक्नुहुन्छ। गत हप्ता सोधिएको प्रश्न थियो, विलासनगरका आयुष र खुशबु कुन खेल खेल्न मन पराउँछन्? यसको सही उत्तर हो क्रिकेट। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत कपिल वस्तुबाट सरिता पौडेल, सोलु खुम्बुबाट सृजना तामाङ, डडेलधुराबाट नीरज चटौत र कञ्चनपुरबाट गोकुल पन्त विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्? प्रश्न फेरि एकपटक, निमकलीको घरमा कसको परिवार डेरा गरी बसिरहेका छन्?
3: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी सुन्न सकिन्छ। त्यसका लागि त्यहाँ उपलब्ध निर्देशन अनुसार सुरुमा 2, त्यसपछि 8 र त्यसपछि 1 डायल गरी आफ्नो अनुकूल समयमा सुन्न सकिनेछ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुनाफल
1: अङ्क 69
2: कति फोन गरे क्या हरिश, एकपटक नउठाएपछि उठाउन नमिल्ने रहेछ भने बुझ्नु पर्दैन।
3: कति कुरा गयो यार कुसुम, आधा घन्टा भइसक्यो।
2: हरिश, मेरो क्लास चलिरहेछ भने थाहा छैन तिमीलाई, भन्ने बित्तिकै निस्किन मिल्छ?
3: बिहानदेखि तिमीलाई म्यासेज गरेको गरेछु, म्यासेजको पनि रिप्लाई गर्दैनौ।
2: गर्छु भनेको त हो नि, एकछिन फुर्सद भएन के भन्नु।
3: जा अब, एउटा म्यासेजको रिप्लाई गर्न पनि नभ्याउने हुन्छ र भने सिधै भन न, कुरा गर्न मन लागेन भने।
2: ए हरिश, नचाहिने कुरा नगर न, बरु के कामले भेट्न आएको भन छिटो, मलाई ढिलो हुन्छ।
3: अब अहिले नि मैले 5 म्यासेज पठाएँ, बल्ल बल्ल स्कुलबाट बाहिर निस्केको छु, 1 नबस्दै तिमीलाई ढिला भइसक्यो।
2: कस्तो कुरा नबुझेको के तिमीले, सल्लाह टोइलेट जान्छु भनेर झुट बोलेर आइरहेको छु, धेरै बेर बस्नु मिल्छ म?
3: तिमीलाई थाहा छ कुसुम, तिमी आजभोलि अर्कै भएको छ।
2: म किन त्यस्तो भएको त्यो चाहिँ थाहा छैन तिमीलाई।
3: हे ल्याङ नगर न यार, जा अब, त्यति कुराको लागि कति पटक सरी भनिसक्यो, सरीले मात्र हुँदैन हो तिमीलाई। ल भन, अरू के गरौँ, कान समातेर उठोस गरौँ।
2: म पर्दैन, तिमीले केही पनि गर्नु पर्दैन, अहिले मलाई ढिलो भयो म जान्छु।
3: कुसुम कस्तो रहेछ, नजाऊ न यार।
2: हे हरिश, बुझ न यार, हामी यसरी गफ गरेर बसे अहिले कसैले देख्यो भने अप्ठ्यारो पर्दैन भने। त्यसमाथि मैले तिमीलाई कति पटक भनिसकेँ मलाई स्कुलमा भेट्न नआऊ भनेर।
3: आज त तिमीलाई भेट्नै पर्ने काम थियो, त्यही भएर।
2: के काम?
3: तिमीसँग एउटा जरुरी कुरा गर्नु छ।
2: के? छिटो छिटो भन।
3: तिमीले बिहा गर्न लाग्यो?
2: ए बिहा कसले भन्यो फेरि तिमीलाई?
3: जसले भने पनि भन्यो, तिमी मलाई यो कुरा सही हो कि होइन भन त।
2: के नचाहिने कुरा गरे होला, मसँग यस्तो जेपाती कुरा नगर है हरिश।
3: तिमी मलाई हो कि होइन भन न पहिला।
2: मलाई कसैलाई यस्ता कुराको जवाब दिनु छैन बुझ्यौ, मेरो क्लास सकिने बेला भइसक्यो, म गए।
3: कुसुम!
2: ए हरिश, हात छोडो मेरो।
3: मैले भन्दा छु कुसुम, तिमीले मलाई धोका दिन पाउँदैनौ।
2: हे भगवान्, तिमी किन यस्तो भएको हरिश, म अहिले नै बिहा गरेर जान लागिसके हो।
3: कुरा के हो भन न त मलाई।
2: हेर हरिश, मलाई अहिले कसैसँग व्यवसाय गर्नु नै छैन, मलाई आफ्नो करियर बनाउनु छ र त्यसैमा फोकस गर्नु छ बुझ्यौ।
3: अब फेरि रिसाएको तिमी?
2: होइन, म किन रिसाउने फेरि तिमीसँग।
3: हेर कुसुम, म तिमीलाई एकदम धेर माया गर्छु, तिमीसँग छुट्टिनु पऱ्यो भने त म बाँच्दिनँ होला कसम।
2: मैले पनि तिमीसँग छुट्टिन्छु भनेर भनेको छु र।
3: अनि तिमी किन मसँग टाढा टाढा भएको त?
2: अनि तिमीसँग भेटेको थाहा पायो भने घरमा हामीलाई गाली गर्नुहुन्न? झन् अस्ति डाङ्गी सरले समेत तिमी मलाई स्कुलमा भेट्न आउने कुरा घरमा लगेर सुनाइदिनु भएपछि आमाले मलाई झन्डै मार्नु भएको त्यो बेला।
3: तिम्रो परिवारलाई म मन नै पर्दैन हो?
2: खै थाहा छैन।
3: मेरो आमालाई तिमी मन नपर्ने, तिम्रो परिवारलाई म मन नपर्ने, यसरी त हामी एक हुनै सक्दैनौ होला है।
2: अब के गर्ने त, मन नपर्ने मान्छेलाई जबरजस्ती मन पराऊ भन्न पनि सकिँदैन।
3: कुसुम, हाम्रो परिवारले हामीलाई छुट्याइदियो भने के गर्ने?
2: खै
3: कुसुम, यसरी दिनका दिन तनाव लिएर बस्नुभन्दा बरु तिमी र म भागौ, हाम भागेर गयो भने हामीलाई कसैले पनि छुटाउन सक्दैन।
4: ओहो, के हो केटा, खै खै हात यता गर त।
5: किन र?
4: अचेल त केटा औँठी सौठी लगाउन थाले जस्ता।
5: मन लाग्यो त्यही भएर। खै तपाईँले त अचेल लगाएको देख्दिनँ त।
4: अचेल धेरै चिज देख्दैनस् त यहाँ, यहाँ ब्रासलेट छैन अनि यौँलामा औँठी छैन।
5: किन लाउन छोड्नु भएको त, लुक्स राम्रै देखिन्थ्यो त।
4: लुक्स मात्रै दिएर भएन नि भाउ, लगाउँदा आनन्द आउनु पऱ्यो क्या मनमा।
5: भनेको
4: अब त्यो औँठी ब्रासलेट कसले दिएको थाहा छैन तँलाई?
5: अब तपाईँलाई कसले कसले के दिन्छन् मलाई के थाहा त।
4: त्यो माघी मेलामा ब्रासलेट र औँठी कसले दिएको बिर्सिस् तैँले?
5: ए सरलाले दिएको भएर पो।
4: अनि अझै पनि त्यसले दिएको चिज लगाएर राख्यो नि त।
5: बल्ल बुझे। अनि कानमा त टप लगाइराख्नु भएको छ त फेरि।
4: टप चाहिँ त्योसँग सम्बन्धित होइन नि केटा,
5: तपाईँको सम्बन्धहरू नि बुझि नसक्नु छ।
4: त्यस्तो साह्रो पनि केही छैन है, सबैको आफ्नो केही न केही विशेषता त भइहाल्छ नि। ए साँच्ची, त्यहाँदेखि बिहान बिहानै फोन गरेर तपाईँकोतिर कोठा छ भने खोज्नु पऱ्यो दाई भन्थिस् त, कसको लागि हो?
5: तपाईँलाई हो दाई, छैन त्यतातिर।
4: अनि तेरो कोठा चाहिँ के भयो?
5: त्यो घरबेटी बुढाले कराएर हैरान पारिसकेको छ क्या, त्यसको घरै छोडिदियो जस्तो लागिरह।
4: किन करायो त्यो तोरी बुढो?
5: अचेल के बाना नै चाहिँदैन, लास्टै गराउँछ। एक त घरबाट भएन भनेर कराइरहेको थियो, झन् हिजो बेलुकाको कुराले फेरि हुनु नहुनु भएको छ त्यसलाई।
4: के भएर हिजो?
5: हिजो भएको थियो हल्का हल्का,
4: भन्न मलाई। यसले फेरि बिचमै कुरा लुकाउँछ र के कुरै गर्न मन लाग्दैन भने भन् त, के भएको थियो?
5: हिजो ऊ आएको थियो कि, उसैलाई देखेर एकदम रिसाइरहेको छ बुढो।
4: अब फेरि के अ आ इ उ ऊ गर्न थाल्यो फेरि। ऊ भनेको नाम छैन?
5: डिम्पल आएको थियो कि।
4: त्यस्तो पो
5: तपाईँ फेरि ऊ गर्दै जिस्काउनु लाग्नुभयो क्या दाइ फेरि।
4: ल ल केही भन्दैन, भन अरू के भयो?
5: अब त्यो डिम्पललाई बुढोले मेरो कोठामा देखेपछि उसलाई अरू के नै हुनु पर्यो र।
4: ल बधाई छ, जीवनको पहिलो अनुभव गरिछस् त, खुब रमाइलो भयो होला है।
5: के रमाइलो भन्ने, अब डिम्पलको अगाडि लास्टै बेइज्जत गरेर छाडेछ होला बुढाले।
4: यिनीहरू बजारमा घर छ भनेर अरूलाई मान्छे गन्दैनन् यार।
5: त्यही त दाई, मैले डिम्पललाई लैजाँदा उसका छोरी बिग्रियो अरे, आज बिहान त त्यही भनेर पो कराइरहेको रहेछ बुढो त।
4: ए यो घरबेटीहरू जहाँको पनि यस्तै हो भने, एक दिन उसैको छोरी उडाइदियो नि त, अनि के भनेर कराउनु रहेछ। त्यो मुला बुढोलाई अरू आएको गएको के सेवा गरिरहनु पर्छ भने।
5: त्यही त दाई,
4: तैँले पनि डरो जवाब दिनुहोस् त, त्यस्ताको घरमा म हुनुपर्ने।
5: जो बसे पनि त्यस्तै हो त्यो बुढो, तपाईँ बसे भए त झन् अहिलेसम्म सामान सबै बाहिर फालिदिएर लखट्थ्यो होला।
4: लखट्थ्यो कि लखेटिन्थ्यो बुढो, त्यसले उही पहिलाको जमाना जस्तो सोच्या होला होइन।
5: आज त अझ, अबदेखि यसरी केटी लिएर आयो भने सोझै सामान प्याक गरेर घरबाट निकालिदिन्छु पो भन्छ बा।
4: अब त्यही तोरी बुढोले भन्यो भनेर कसैलाई कोठामा नलैजाने भन्ने नि हुन्छ त। भोलि तेरै कलेजको केटीहरू कोठामा आयो भने के गर्छस्?
2: होइन के भन्छ यसले, ल हेर यो उमेरमै
6: खाना खानु मन पटक्कै छैन, पेट ढाड टाउको दुखिरहेछ, अनि डिङ्गाटा पनि लागिरहेछ।
2: रगत धेरै बगेको छ?
6: छैन अलिअलि मात्र।
2: छोरी तिमी महिनावारी भयो, मिन्स भन्छन् नि थाहा छ?
6: थाहा छ।
2: अब तिमी केही दिन छुट्टै कोठामा बस है।
6: छुट्टै किन मामु?
2: किनकि यस्तै चलन छ हाम्रो समाजमा।
6: हजुर सँगसँगै बस्दा के हुन्छ र, मलाई एक्लै बस्नु डर लाग्छ कि मामु।
2: तरुनी भइसकेको थाहा छैन डर लाग्छ भन्छ।
7: होइन के कुरा हो तिम्रो आमा छोरीको, को तरुनी भयो?
2: केही होइन, तिमी जोयसीलाई पढौ न, हामी आमा छोरीको कुरा हो कि।
7: अघिदेखि विचार गरिरहेको छु, खासखुस खासखुस पनि निकै छ, अनि के लुकायो हो तिमीहरूले मसँग?
2: तिमी जाऊ छोरी पल्लो कोठामा।
7: किन पल्लो कोठामा जाने, के बिठाई गर्यो हो तिमीले?
2: बिटाई सिटाइ होइन छोरी, तरुनी भई। अब
7: तरुनी भई तरुनी भई, उमेर बढ्दै गएपछि जो पनि किशोर किशोरी युवा वयस्क वृद्ध हुन्छन् नि त।
2: कस्तो कुरा नबुझेको होला के, महिनावारी भई लजु।
7: ल बधाई छ छोरी, छोरी महिनावारी भई भन्न पनि कति अप्ठ्यारो मानेको के ललता तिमीले।
2: बाउलाई पनि यस्तो कुरा सिधै कसरी भने त नि,
7: यसमा के अप्ठ्यारो, तिमी पनि त हुन्छौ घरमा बार्ने डेरामा नबार्ने गरेको कति वर्ष भयो होइन र। छोरी यहाँ बस्छ तिमी, आऊ यहीँ आऊ। महिनावारी भनेको प्राकृतिक परिवर्तन हो नि।
8: महिनावारी बाबा, के हो महिनावारी भनेको, के फल छ त्यसमा?
2: त्यसलाई चासो हुन्छ फेरि हरेक कुरामा।
7: महिनावारी भनेको छोरी मान्छेमा हुने एउटा शारीरिक परिवर्तन हो।
8: महिनावारी महिनावारी
2: म त 15 वर्ष लागेपछि मात्र भएको थिएँ त।
7: सामान्य कुरा हो कि यो ललिता, प्राय 12 देखि 15 वर्षको उमेरमा सुरु हुन्छ, कोही कोही त 8 वर्षदेखि नै हुन्छन् नि त।
2: जुत्ता मोजा समेत अरूले लगाइदिनु पर्ने उमेरमा, महिनावारी भएपछि अब कति दुःख पाउने हो।
7: त्यो त सिकाउनु पर्यो नि हामीले, यस्तो बेलामा सरसफाइमा कसरी ध्यान दिने, शरीरमा आउने परिवर्तनलाई कसरी चिन्ने, तिमीले र मैले भन्नु परेन उसलाई?
2: बाउले नै सिकाउन सबै कुरा, लाज हुँदैन।
7: लौ के को लाज, लजो म तिमीलाई आफूले थाहा भएको सबै कुरा सिकाउँछु है त।
2: महिनावारीको कुरा त तिमीलाई भन्दा पनि बढी हामीलाई थाहा हुन्छ नि फेरि।
7: उसो भए तिमी नै भन नि त ललदालु।
2: ल सुन लजु, महिनावारी हुँदा रगत बग्छ, अनि रगत बग्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ है, नत्र फेरि लुगामा लागेर फोहोर देखिन्छ। प्राय पहिलो र दोस्रो दिनमा चाहिँ अलि बढी रगत बग्छ।
6: मलाई अलिअलि थाहा छ कि मामु, मैले गुगलमा हेरेर र स्कुलमा मिसले सिकाएर प्याड चेन्ज गर्ने कुराहरू सिकिसके। हाम्रो स्कुलमा त भेन्डर मसिन पनि छ।
7: देख्यो त ललिता, स्मार्ट जेनेरेसन भनेको यो।
2: अनि अर्को कुरा लजु, महिनावारी भएको पहिलो वर्ष कहिलेकाहीँ महिनावारी रोकिने वा अर्को महिनावारी हुन 1 महिनाभन्दा बढी समय पनि लाग्न सक्छ, बुझ्यौ?
6: गेम खेल्दा रगत बगेर गाह्रो हुन्छ हो मामु।
2: त्यस्तै 5 देखि 7 दिनसम्म रगत बग्न सक्छ, फेरि प्राय केटीहरूलाई महिनावारी भएको सुरु दिन अलि बढी पेट दुख्ने रगत बग्ने भएकाले चाहिँ गेम खेल्न अलि गाह्रो हुन्छ, नत्र फरक पर्दैन।
6: मेरो नि पेट दुख्या छ।
2: ल पख, म मन तातो पानी दिन्छु अनि खाएर आराम गर्नु है, ठिक हुन्छ बिस्तारै।
7: छोरी, महिनावारी बारेमा हाम्रो गाउँघरमा धेरै भ्रमहरू छन्, तिमीलाई पनि त्यस्ता नचाहिने कुराहरू सुनाउलान् कतिले, नपत्याउनु नि।
6: कस्तो कस्तो भ्रमको कुरा बाबा? छुई बाँड्ने भने जस्तै हो।
7: अँ, अझ अरू पनि छन् नि। अब जस्तै कि महिनावारी एउटा समस्या हो भन्छन्, महिनावारी अपवित्र अवस्था हो रे, पहिलो पटक महिनावारी हुँदा कसैलाई भन्नुहुन्न रे, अब घामको मुख समेत हेर्नुहुन्न, गोठमा बस्नुपर्छ भन्छन्, हो यस्तो यस्तो कुराहरू चाहिँ नसुन्नु है छोरी।
2: नपत्याएर के गर्नु? भोलि निमकली बुढी माउले थाहा पाइन् भने नि मेरो घरै अपवित्र भयो भनेर छाउकोटमा धपाउन आउँछिन्, हेर्दै जाउ न
7: भो। रूढिवादी कुरा त जसले भने पनि विरोध गर्नुपर्छ। तिमी छोरीलाई महिनावारीको सरसफाइको कुरा सिकाऊ, म उसलाई कुरीति र त्यसको विरोध गर्न सिकाउँछु।
2: अरू कुरा छोड, निमकली आमाले न्यु खोज्छिन् नि, अनि त्यो कुरामा कसरी जुत्छौ तिमी?
7: तिमीले अफिसमा म आज महिनावारी भए भनेर गार्डदेखि क्यासियर सबैलाई भन्दै हिँड्छौ हो?
2: के भनेको होला, यो त निजी कुरा हो नि, दुनियाँलाई सुनाउनु जरुरी छ र?
7: हो, अनि यो पनि त निमकली रामकली श्यामकली च्यामकलीलाई भन्न जरुरी छैन नि, न त यो बार्न नै जरुरी छ। सरसफाई र खानपिनमा ध्यान देऊ, बिसन्चो हुँदा आराम गर, बुझ्यौ नि छोरी?
6: बुझे बाबा।
2: मैले त तिमी आदर्शवादी कुरा मात्र गर्छौ कि व्यवहारमा पनि साँच्चीकै खुल्ला छौ भनेर बुझ्न मात्र यति प्रश्न गरेको नि फेरि।
7: के रे, तिमीले परीक्षा पो लिएको मेरो ललिता?
2: हो नि, म आफैले भोगेको बोझ र पीडा छोरीलाई पनि थुपारौला त। हाम्रो परिवार आजैबाट छाउपडी मुक्त परिवार भयो। यो कुरा पछि बुबा आमाको घर जाँदा मिलाउने जिम्मा पनि तिम्रै हुने जगत, सक्छौ नि।
9: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
10: गत हप्ता सोधेको प्रश्न थियो, नाटकमा सरलाले कसलाई झापड हानिन्? यसको सही उत्तर हो विवेकलाई। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बैतडीबाट चन्द्रकला नायक, बाँकेबाट लाले थारू, कैलालीबाट अशोक चौधरी र सिन्धुपाल्चोकबाट मिना तामाङ विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, उत्सव किसाली रंगमतीको विवाह कोसँग भएको हो? प्रश्न फेरि एकपटक, उत्सव किसाली रंगमतीको विवाह कोसँग भएको हो?
11: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013457 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
12: हजुर।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 56।
2: यो ब्याटमा ग्रिप हाल्न पनि लास्टै गाह्रो भयो आयुष।
3: अब हल्का यहाँ माथिबाट मिलाइसी हुन्छ।
2: म चाहिँ यो ग्रिप हाल्न सक्दै सक्दिनँ, लास्टै जाउ लाग्छ।
3: यहाँ अलि लामो प्लास्टिक भएभित्र घुसारेर भइहाल्थ्यो, त्यो पनि भएन र अलि गाह्रो भयो।
2: होइन होइन, बन्दैन भने छोडिदेऊ, घरमै गएर गराउँला।
3: भइहाल्यो अब। अनि कहाँबाट पायो त यो ग्रिप यहाँ ग्राउन्डमा?
2: ए, यो रचनाले ल्याइदिए रहेछ। अस्ति नै पैसा राति ल्याइदिए भनेर आज ल्याइदिएछ।
3: अनि आजलाई भ्यायो त प्र्याक्टिस?
2: आज पुग्यो। अनि तिमी त आउनै छोड्यौ त क्रिकेट प्र्याक्टिसमा।
3: अब भोलिदेखि आउनु पर्ला, आज त्यस्तै काम परेर भ्याइन। ल एकपटक समय हेर त कस्तो भयो।
2: ठिकै छ, थ्याङ्क यू है आयुष।
3: ओके, अब जान त होला नि।
2: आज तिमीलाई मैले किन अर्कै देखिरहेको छु, किन होला आयुष?
3: कस्तो अर्कै देख्यौ र?
2: त्यस्तो फुर्तिलो मान्छे आज एकदम डल देखिरहेछौ, कि सन्चो छैन र?
3: होइन, सन्चै छु, हल्का तनावमा भएर त्यस्तो देखे होला।
2: के तनाव भयो र? फेरि त्यही भिडियो सिडियो बनाउने भाइरल हुने गरे त छैनौ नि?
3: होइन, त्यस्तो त झेप पाए त।
2: अनि के को तनाव भयो त?
3: अब कोठामा बस्ने मान्छेको त्यही त हो नि, राशन खर्च, कोठा भाडा, घरबेटी किचकिच।
2: अनि कोठा भाडा त अस्ति दिइसक्यो भन्ने होइन र? घरबाट ल्याएको पैसा घरबेटीलाई दिए भन्दै थियो त।
3: त्यो पैसाले त पहिलाकै महिनाको तिरे नि, यसपालिको त बाँकी नै छ। बरु छ भने यसो 5,000 जति सहयोग गर न, म पहिलेको अनि यो सबै एकैपटक गरेर देउला।
2: ठिकै छ। अनि अस्तिको पैसाले चाहिँ आइपिओ भरियो त?
3: ए, त्यो आइपिओ भर्यो भर्यो, त्यही दिनेशले भरिदिएको।
2: अनि पर्यो त?
3: खै त्यो त थाहा भएन।
2: ए हो र, अस्ति मैले सोद्धा त त्यो दिनेशले मलाई केही थाहा छैन भन्दै थियो त।
3: अब तिमीलाई के झुट बोल्नु र, मैले त्यो पैसा साथीलाई इमर्जेन्सी परेर सापटी दिएको छु।
2: बल्ल कुरा ठाउँमा ल्यायो, को साथीलाई दिएको छौ भन त?
3: तिमीले चिन्दैनौ, त्यो बजारको साथी हो।
2: नाम के हो?
3: डिम्पल।
2: कहाँको केटी हो, के गर्छे, कहाँ बस्छे?
3: धेरै त मलाई पनि थाहा छैन, यहीँ विलासनगरमै बस्छे।
2: अनि त्यस्तो थाहै नभएको मान्छेलाई पैसा दिने त, कि अस्ति त्यो होटेलबाट सँगै निस्किनेवाली त होइन?
3: होटेलबाट निस्केको कसले भने तिमीलाई?
2: भन्नै पर्छ र, मैले देखा पनि त हुन सक्छु नि।
3: हो,
2: भनेपछि कुरा धेरै अगाडि बढिसक्यो होइन?
3: त्यस्तो के होइन, सामान्य बोलचाल हो, सामान्य बोल्दैमा सँगै बसेर चिया खाँदैमा के हुन्छ र?
2: मैले त्यसो नगर भने होइन, आफूले चिनेका साथी सर्कलसँग बसेर खाऊ न, तर चिन्दै नचिनेको मान्छेले गलत नियतले फसाइदियो भने के गर्छौ आयुष?
4: लेफ्टलाई राइट, राइटलाई लेफ्ट, लेफ्टलाई राइट, राइटलाई लेफ्ट, के हो यस्तो यो?
5: सानो बच्चाहरू त झु के हाल्छ नि मामु।
4: लजु तिमी चुप लाग त, तिमीलाई भनेको छु मैले। हाँ जोइसी, कुन लेफ्ट कुन राइट हो भन्ने पनि थाहा छैन तिमीलाई?
6: यता लेफ्ट, यता राइट,
4: यता उता कता? तिम्रो कुन हाततिर लेफ्ट अनि कुन हाततिर राइट हो त्यो भन खुरुक्क मलाई।
5: उसले बिर्सिन्छ क्या मामु।
4: लजु तिमीलाई मैले अघिदेखि चुप लाग भनिरहेको छु, बाटी हुन्छौ? तिम्रो पनि मार्क्स गतिलो छैन नि, सब विषयमा आलु छ, बुझ्यौ?
5: त्यस्तो त केही पनि छैन।
4: के रे, नयाँ क्लासमा जाँदैछौ, जति ठुलो क्लासमा पुग्यौ नि त्यति नै पढाइ एकदमै टफ हुन्छ। तिम्रो बाबाले भने जस्तो खेलेर पढाइ हुँदैन, बुझ्यौ?
6: खेल्दै सिक्दै
4: चुप, खेल्दै सिक्दै सिक्दै खेल्दै यो एक महिना तिमीहरूलाई कसरी पढाउनु पर्छ नि मैले जानेछु। त्यो टिभी कसले खोलेको, बन्द गर लजु। हरेक विषयमा डिस्टिङसन आएन भने नि खाना पनि दिनमा हेरिराख्न। ल यहाँ खुरु खुरु पढ्ने।
7: ए, छोरीहरूलाई पढाउँदै हुनुहुँदो रहेछ, मैले डिस्टर्ब गरेँ दिदी।
4: ए के केही छैन रमा, बस न।
7: होस् दिदी, म पछि आउँछु नि।
4: बस न बस, केही फरक पर्दैन। ल जो तिमीहरू उता गएर आफ्नो कोठामा गएर पढ त, त्यो अघि मैले दिएको नि क्लासेसमा बिगारेको सबै होमवर्कहरू गर है फटाफट।
5: हुन्छ मामु।
7: दिदीले पनि कति काम भ्याउनुहुन्छ कि, अफिसको काम, घर फर्केर छोरीहरू पढाउने काम।
4: के गर्नु रमा, मैले नगरी कसले गरिदिन्छ र? यस विषयमा जगतको र मेरो फेरि कुरै मिल्दैन।
7: किन र दिदी,
4: अब ऊ मार्क्स भनेको केही होइन, बच्चाले खेल्दै सिकिहाल्छ नि भन्छ। अब कम्पिटिसन जित्ने त अङ्कलले नै हो, जमाना फेरि कम्पिटिसनकै छ, फेरि जमाना अनुसार चल्नु पनि त पर्यो नि।
7: मलाई त हजुरहरू दुवैजना एकदमै तगडा लाग्छ, नानीहरू पनि हाम्रो सन्देश हेरिकन निकै नै तगडा छन्।
4: अब सन्देश पनि दिमाग नभएको त कहाँ हो र, कुरा कति छिटो बुझ्छ। तर अचेल अलि धेरै नै झगडालु भएको छ है त्यो बच्चा।
7: त्यही त दिदी, मोबाइल भनेपछि बुतुक्कै हुन्छ, लुकाइदियो भने रिसाएर उपत्रो गर्छ,
4: अनि उसबले पिट्नुहुन्छ होला नि।
7: बाउ छोराको ऱ्याङथ्याङ नै मिल्दैन, उनी कुटिहाल्ने, ऊ चाहिँ बाउले जे जे नगर भन्छ त्यतै गर्ने।
4: त्यही त, केटाकेटीलाई लाइनमा ल्याउनु पनि साह्रै गाह्रो छ। अनि सानीको?
7: सानीको ठिकै छ, आँखामा सानोतिनो समस्या थियो, अस्ति आँखा शिविरमा लगेर जचाको, कचेरा निको पार्ने दबाई दिएछन्।
4: ए,
7: अनि जगत दाई खोइ त दिदी?
4: अब समाजसेवीलाई समाजसेवा गर्दैमा फुर्सद कहाँ छ र, आउला नि बिस्तारै खाना खाने बेलासम्म।
7: ए,
4: किन जगतसँग केही काम थियो र तिम्रो?
7: होइन होइन, त्यस्तो काम त केही थिएन।
4: त्यस्तो काम त केही थिएन भन्नाले अलिअलि काम चाहिँ थियो।
7: दिदी पनि कुरोको चुरो पक्रेर कुरा गर्न निकै सिपाल्यो के तपाईँ।
4: त्यस्तो होइन, तिमीले कुरै त्यस्तो गरेपछि सोध्नु परेन त मैले, मलाई भन्न मिल्ने भए भन।
7: किन नमिल्नु दिदी, खासमा हजुर र दाई दुवैलाई भनिसकेको कुरा न हो।
4: कुन कुरा, ऋणको?
7: होइन होइन दिदी, जागिरको कि।
4: ए हो र, जगतलाई पनि भनेको थियो?
7: हजुर दिदी।
4: ए, भनेपछि ललिता दिदीले काम खोज्दिनन् भनेर दाईलाई भने कि?
7: दिदी पनि त्यस्तो सोचे होला त, आफूलाई आखिरी परेको बेला त जसलाई भनेर हुन्छ सबैलाई भनेकी थिएँ। दाईले कुरा गरिदिएको ठाउँबाट चाहिँ फोनै आयो।
4: केबाट?
7: एउटा बिमा कम्पनी रहेछ त्यसैको, बिमा अभिकर्ताको लागि कुरा भएको छ।
4: खासै गतिलो जागिर त होइन त्यो, अब त्यही पनि अरू केही काम नहुँदा गरिराखे त ठिकै हो।
7: किन र दिदी, पैसा कतिलो हुन्न?
4: अब बिमा गर्ने ग्राहक जति बढाउन सक्यो त्यही अनुसार कमिसन आउने त हो, खट्नुपर्छ धेरै नै।
7: ठिकै छ दिदी, अहिलेलाई काम पाए भयो, जगत दाईले पनि अलिक राम्रो ठाउँ नहुन्जेलसम्म यसैमा काम गर्नु भन्नुभएको छ।
4: मैले त अब अलिकति राम्रै काम भेटिन्छ कि भनेर हतार नगरेकी थिएँ, अब तिमीले जगतलाई नै गुहार्न पुगेछौ।
7: होइन दिदी, अहिले गतिलो काम नपाउन्जेल यही भए पनि गर्नै पर्यो, पछि हजुरले भने जस्तै राम्रो काम भेटियो भने चाहिँ गर्नु पर्ला।
4: हजार दिन पनि नपुगेको सुत्केरी मान्छे, यस्तो चर्को घाममा गाउँघर चाहने काम किन गर्छौ? हप्ता दस दिनमा त केही सजिलो काम पाइन्छ कि, म मिलाइदिउँला नि।
7: होस् दिदी, जगत दाईले भन्नुभएको काम मैले गरिनँ भने फेरि उहाँलाई पनि अप्ठ्यारो पर्ला।
4: तिमीहरूको त सबै सरसल्लाह भइसकेको रहेछ त, मलाई सोधे चाहिँ गरे जस्तो किन बिचमा पार्न खोजेकी त? तिमी आफूले जे सजिलो लाग्छ त्यही गर, मसँग सल्लाह नै किन लिनु पर्यो र?
8: भागेर मस्ती गर्ने
9: ल, फोन उठाएको छु।
4: उठाउन।
9: किन, कसको फोन हो त?
4: हरिसको।
9: अनि नम्बर सेभ गरेकी छैनस्?
4: किन गर्नु पर्यो, नम्बर याद सक्दैछ नि मलाई।
9: कस्तो होला फोन गर्छ भनेर, उठा त एकचोटि।
4: होस्, कुरै गर्न मन छ मलाई,
9: फोन नै काटिदिएछ केटी।
4: गौरी दिक्क लागेछ कि, नजिस्का न त,
9: धेरै टेन्सन नलिन। ओ साँच्ची, हाम्रो फिल्म कहाँ पुगेको थियो अरे, खै मोबाइलले त
4: यहाँले परेको छैन होइन, फिल्म सिल्म
9: कस्तो छुचिरी छ, डाटा सकिन्छ भन्नु होला नि, पिन नगर्न म हालिदिन्छु कि।
4: कस्तो बुझ्दिनँ यार, यो आफूले यहाँ कस्तो टेन्सन भइरहेको छ, उसलाई चाहिँ फेरि फिल्म हेर्नु परेको छ।
9: अनि एउटै कुरा सोचेर बसेको थियो, टेन्सन हुँदैन त, बरु फिल्म हेऱ्यो भने झन् रिफ्रेस हुन्छ भनेर आफू चाहिँ तिनपल्ट हेरिसकेको फिल्म पनि हेरिरहेको छु, ऊ चाहिँ हेर नि।
4: मैले टेन्सन लिन्छु भनेर ल्याऊ र, मेरो ठाउँमा त भएको भए तैँले थाहा पाउँथिस्।
9: मैले त्यसो भन्न खोजेको होइन के कुसुम, टेन्सन लिएर मात्र प्रब्लम सल्भ हुँदैन नि पो भन्न खोजेको त।
4: हुन त हो, तर हेर्नु, मैले के गल्ती नै नगरे पनि म सबैको अगाडि कस्तो नराम्रो भएको छु के, छ्या, त्यसमाथि त्यो हरिस पनि भक्कु नभएको कुरा लगाएर हिँडिरहेछ।
9: कुसुम, एउटा कुरा सोचौ न है त,
4: के
9: साँच्ची त्यो दिन हरिस तेरो बिचमा केही त भएन नि है? अयो कस्तो होला भन,
4: तँलाई मैले कतिचोटि भन्नु हो, कतिचोटि भन्नु, केही पनि भएको थिएन भने कतिचोटि भन्नु तँलाई, आफ्नै बेस्टफ्रेन्डले त विश्वास गर्दैन, अरूलाई के भन्नु छ?
9: अहिले कस्तो दुःखले गरी पिट्यो कि होला बहदर नि, अब फेरि हेर्न दाइ ठुस्स परेर बसेको, नरिस न सरी के।
4: तँसँग म के नै रिसाउँछु के गौरी, तँ त हेर, तँ त आफूलाई लागेको कुरा अगाडि नै भन्छस् होइन, त्यो हरिस त कस्तो पो रहेछ यार,
10: मलाई त त्योसँग यस्तो चित्त दुखेको छ नि।
9: अब भने है त्यही कुराले त यस्तो टेन्सनमा बसिरहेछस्, अनि उतै हेर नि त पुरा हिरो भनेर हेरिरहेछ। केटाहरूलाई चाहिँ कसैले नराम्रो भन्दैन रहेछ है।
10: खै म त कतै जानै हुँदैन हेर, बिहान धारामा पानी लिन गएको है, सबैजना मुखामुख गर्छन्। मलाई त कुन बेला घर आउँछ जस्तो भएको थियो।
9: त्यही भएन यहाँका मान्छेहरू पनि फेरि बुझ्दै नबुझ्दै छन् भने।
10: त्यही गुणदेवी ठुले आमाले गर्दा हो नि, कस्तो रहेछन् बुढी, उसैले हो गाउँभरि हल्ला फैलाएको।
9: त्यही त कस्तो बुढी रहेछ भने, भुतलाई दिउँ जस्तो।
10: अँ आजकल त म बोल्नै छोडिदिइसकेँ नि।
9: अनि किन बोल्नु पर्छ त्यस्तोसँग?
10: हेर गौरी, आजकल त मलाई जसले पनि मेरै कुरा गरे जस्तो लाग्छ यार, मलाई नै नराम्रो भने जस्तो लाग्छ।
9: त्यही त।
10: ल बाहिरको मान्छेले त मेरो विश्वास गरेनन् गरेनन् है, आमाले पनि मलाई नराम्रो भन्नुहुन्छ हेर त।
9: हो र?
10: अँ तैँले केही नगरे भए पनि समाजको अगाडि इज्जत गइहाल्यो भन्नुहुन्छ। उहाँहरूको लागि त केटाकेटी सँगै बस्नु नै ठुलो कुरा हो रे। मैले अरूलाई भन्ने बाटो दिएँ रे, समाजको अगाडि उहाँहरूको इज्जत गएरै के हो।
9: ए त्यही भएर सबै आमाहरू त्यस्तै हो कि, हाम्रो मम्मी पनि खालि छोरीको इज्जत छोरीको इज्जत भन्नुहुन्छ।
10: आजकल त झन् हेर, आमाले मलाई खालि निहालिरहनुहुन्छ। अस्ति त मोबाइल नै खोजिरहनु भए, अनि सौगातले भनेर बल्ल बल्ल फिर्ता मागेको नि।
9: किन हरिसँग बोलिस भनेर?
10: होला नि, जे गर्दा पनि भनेर गर्नुपर्ने रे, काम नपरी घरबाट निस्किन नपाउने रे। हेर म त आफ्नै घरमा पनि नजरबन्दमा परे जस्तै भएको छु, अरू त अरू स्कुल गएर आउँदा पनि काक्का नगएर आएको जस्तो गरी केयरकार गर्नुहुन्छ भने।
9: ल अब केही नपाएर स्कुल जानु भनेर चाहिँ कहाँ जान्छौ?
10: त्यही भने हेर गौरी, कुन दिन आमाले कुसुम अबदेखि त स्कुल जानु पर्दैन भन्नुहुन्छ भन्ने डर लाग्न थालिसक्यो मलाई।
9: तर साँच्चै के तेरो आमाले तँलाई स्कुल जानु पर्दैन भन्नुभयो भने चाहिँ के गर्छस् कुसुम?
11: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
12: गत हप्ता सोधिएको प्रश्न थियो, बच्चा जन्मेपछि 15 महिनाभित्र कतिवटा खोप लगाउनु पर्छ? यसको सही उत्तर हो 13 वटा। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत चितवनबाट सुमन घिमिरे, उदयपुरबाट पवित्रा राई, मोरङबाट सुस्मिता परियार र सुर्खेतबाट करुणा ओली विजेता बन्नुभएको छ। यहाँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? प्रश्न फेरि एकपटक, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ?
13: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना एफएनमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 49
2: जगतको यो बानी पनि कहिले नसुध्रिनु भयो। न कसको पैसा सोध्नु छ, न कसको सामान सोध्नु छ, जसको सुकै होस् भेट्यो कि चलाइहाल्यो। के भन्नु,
3: ढोका खुल्दैछ, के को ढक्ट गरिरहेको?
2: तिमीलाई कुन लेडिज कुन जेन्ट्स भनेर लुगा छुट्याउनु पनि आउँदैन कि के हो? मेरो ज्याकेट लगाएर हिँड्दिने
4: दिदी, मैले हजुरको ज्याकेट कहिले लगाएर?
2: ए रमाबु, म त जगत भनेर।
4: ए जगत दाई त हुनुहुन्न त यहाँ? हजुर कोसँग बोला त? नानीहरू पनि छैनन्।
2: छोरीहरूलाई स्कुल छोड्न गएको, मेरो ज्याकेट लगाएर हिँड्दैछ भनेर न अफिस जाने सुसार गर्न लागेको। अब ढोका ढक्ट गरेको सुनेर जगतै होला भनेको मैले त।
4: ए अफिस जाने बेला पो भइसक्यो सय दिदी।
2: अँ हुन लाग्यो, बस न रमा। अनि नानीलाई त ठिक छ नि?
4: हजुर ठिकै छ दिदी, अहिले जान्छु ल, बरु बेलुकातिर आउँछु नि।
2: होइन होइन बस न, अफिस जान अझ आधा घन्टा टाइम बाँकी छ, फेरि जगत आउन्जेलसम्म नि कुनै परिहाल्यो। केही काम थियो र रमा?
4: काम भनेर त्यस्तो इमर्जेन्सी त केही होइन।
2: ए पख है, टिभी खुलेपछि अफ गर्नुपर्छ भन्ने समेत थाहा छैन मेरो छोरीहरूले। अँ ल भन त के रे।
4: त्यस्तो त केही होइन दिदी, भरे भोलितिर कुरा गर्दा पनि हुन्छ।
2: अप्ठ्यारो नमानि भन न, के समस्या भएको हो? खै नानीलाई त देऊ त। अनि खोपसोप त सबै नियमित लगाइरहेछ नि?
4: हजुर लगाइरहेछु। अब दिदी यसो कामकाज पनि गर्नुपर्छ कि भन्ने लागेर भेट्न आएको।
2: ए हो र?
4: हजुर दिदीको त धेरै ठाउँमा चिन्जान छ नि है, हजुरकै ब्याङ्कमा पनि शान्तिनो काम हुन सक्छ नि भनेर पहिला पनि कुरा गरेको थिएँ नि दिदीसित।
3: ए हो, मामुले जागिर खानेले नि त अब, अनि मैले पन्ध्रलाई कसले हेर्छु त?
4: उच्च पनि पहिलाको जस्तो छैनन्। घरको काम छोरीको जिम्मेवारी भनेपछि अरू कुरा छोडेर भए पनि तयार हुन्छन्।
2: त्यो त हो, अब पहिला गफैले संसार हाँक्ने मान्छे, अहिले पुरा फुर काममा मात्र ध्यान।
4: त्यही भएर छोरीलाई उत्सवले हेरिहाल्छन्, सन्देश पनि दिनभरि स्कुल जान्छ, साँझ बिहान दुवैजना घरमै हुन्छौँ।
2: अब मेरो भनाइ मान्यो भने त तिमीले अझ 6 महिना जागिर नगरे पनि हुने हो खासमा।
4: किन र दिदी?
2: अरू कारण केही होइन, तिमीले कस्तो स्थितिमा यो नानीलाई जन्माकी हो भने त थाहा छ नि हामीलाई। आँखै झिमिक्कै नगरेर टाढा टाढा मात्र हेर्छ त।
3: पकाज म दिदीको छाई छाई बाजा दिन्छु ल।
4: त्यो त हो दिदी,
2: त्यही भएर अब तिमी र नानी दुवै राम्रोसँग नतङ्गिँदै काम थाल्दा तिम्रो जिम्मेवारी पनि थपिने, नानीलाई हेरचाह पनि नपुग्ला कि भन्ने कुरा मात्र हो।
4: उत्सवले नि हेर्छन्, त्यसमा त ढुक्क छु। अहिले त उत्सव धेरै फेरिएको छ नि दिदी।
2: हुन्छ अब तिम्रो मनले त्यसो भन्छ भने त ठिकै छ नि, तर आजको भोलि नि जागिर पाउला नपाउला, अब 1-2 महिनासम्म कतै भएसम्म म खबर गरौँला नि है।
4: त्यति भइदिए धेरै गुण लाग्थ्यो दिदी, उसै त दिदीहरूले हामीलाई कति गुण लाउनु भएको छ भन्ने कुरा त हाम्रो मनमा छ नि।
2: एउटै घरमा बस्छौँ, परिवार जस्तै त हो, यसमा के गुण बैगुनको कुरा गर्नु त अनि।
4: हजुरलाई अफिस जानु ढिला भयो होला, जगत दाई पनि आउनु भएन नि।
2: ए रमा, तिम्रो छोरीको कान कति ठाडो हुन, यो छैछै बाजा बजेको आवाज जताबाट हेरेको छ उत्ति उतै कति छिटो फर्किन्छ त।
4: त्यही त दिदी, आवाज खुब याद गर्छ यसले, बिरालो म्याउ गरेको हुँदैन, उतैतिर हेरिहाल्छु।
3: नानु पूर्णिका, यता हेर्दो छोरी, यता हेर्दो ल।
2: आवाज भने जताबाट आयो त्यति ध्यान दिन्छे, औँलाको मदत चालचुल गर्दिन त।
4: हो र दिदी?
3: नानु पूर्णिका, यता हेर्दो छोरी।
2: ल हेर त रमा, तिम्रो छोरीको आँखामा पक्कै समस्या छ।
5: एक हजार, दुई हजार, कस्तरी ढोका खोले कि? 20 तारिक खोल्न सक्दिनस्?
6: छोरी नि दाई, हात चलाउँदा नानी उठ्छ भनेर ढोका खुट्टाले हाने बेसकन लाग्यो छ।
5: 1,000, 2,000, 4,000, 4,500 के गर्छ यो? 1, 2, 3, 4, 5 जति गने पनि 5,000 भन्दा माथि हुँदैन त।
6: धेरैचोटि गनेर पैसा बढ्ने भए त म दिनभर पैसा मात्र गनेर बस्थेँ।
5: खावन बढ्छ कि के थाहा।
6: सुन्नु न बुढो, छोरीको पास्ने गर्ने बेला हुन लाग्यो, पास्ने त धुमधामले गर्नुपर्छ है।
5: धुमधामले पास्ने गर्दा पैसा पनि त धुमधामकै चाहिन्छ होला।
6: अलिअलि पैसा खर्च गर्नु परेन, हाम्रो पहिलो सन्तानको कार्य पो हो त।
5: छोरीको ठाउँमा छोरो भइदिएको भए ऋणै काटेर भए पनि पास्ने धुमधामले गर्न हुन्थ्यो, छोरीका निम्ति धेरै खर्च गरेर के नै हुन्छ र।
6: अब छोरीको ठाउँमा छोरो भइदिएको भए हुन्थ्यो जस्तो त मलाई पनि लागेको छ नि। त्यो भनेर हामीले आफ्नो कर्तव्य नै नगर्ने हो र, त्यसमाथि गाउँलेको अगाडि आफ्नो इज्जत राख्नु परेन।
5: इज्जत राख्ने भनेर नभएको पैसा कसरी खर्च गर्नु, कुरा गर्छ।
6: साथीभाइसँग मागे देला नि त, ऋण लिने भनेको यस्तै बेला त हो। ऊ त नानीको ओर्ने थियो नि त।
5: ऋण लिएर मात्र भएन, तिर्न पनि पर्यो, तलबले घर खर्च टार्ने हम्मे हम्मे पर्छ।
6: त्यति थोरै पैसामा काम नगर्नु भन्या त हो नि, मेरो कुरा सुन्ने होइन। अहिले घर चलाउन गाह्रो भयो भनेर हुन्छ।
5: आफ्नै काकाको छोरासँग पैसाको कुरा के गर्नु भनेर ऊ बेला केही भनिन।
6: काकाको छोरा भनेर पैसाको कुरा नगर्ने हुन्छ र भने, हाम्रो घर तिनले आएर चलाइदिँदैनन्, आफै चलाउनु पर्छ। बरु पहिला सबैतिर काम गर्दा कमाइ राम्रो हुन्थ्यो, अब अहिले घरमा मान्छे बढे कमाइ झन् थोरै।
5: खै यस्तो कुरा त सौगातले आफै बुझ्नुपर्ने हो।
6: सस्तोमा काम लगाउनु पाएको छ, बुझ्छ नि, बुझे पनि नबुझे चाहिँ गर्छ। यस्तो कुरा त आफैले राख्ने हो, काम अनुसारको पैसा भएन पैसा बढाइदिए भनेर भन्नु न।
5: तैँले भने जस्तो सजिलो हुन्छ र, उसको व्यापार भने जस्तो भएको छैन, घाटा छ भन्ने थाहा हुँदा हुँदै कसरी पैसा बढाइदिए भन्नु मैले।
6: अब काममा ध्यान दिए पो व्यापार राम्रो हुन्छ भने, ध्यान जति अर्काकी सैनीमा छ कसरी प्रगति गरोस् त। तपाईँले सगत बाबुसँग कुरा नगर्ने भए म आफै कुरा गर्छु।
5: त पनि काम गर्ने म, पैसाको हिसाब किताब तैँले गर्न जाँदा देख्नेले पनि के भन्लान् भन् त।
6: अरूले के भन्लान् भनेर आफू अभावमा बस्न सकिन्छ।
5: सौगातलाई पनि अहिले गाह्रै छ, ब्याङ्कको ब्याजतिर त धौधौ भएको छ भन्दै थियो। राम्रो भएपछि काम अनुसारको पैसा त दिन्छ जस्तो लाग्छ है मलाई।
6: अब कहिले तिनको व्यापार राम्रो हुनु, कहिले हामीलाई पैसा बढाइदिनु, व्यापार जस्तो कुरा नाफा नै हुन्छ भन्ने पनि छैन नि। अनि सधैँ यति नै पैसामा काम गर्ने
5: या मेरो टाउको नखान त। ला यो पैसा राख, बाँकी पैसा दुई चार दिनमा दिन्छु भनेको छ सौगातले।
6: बिहानदेखि बेलुकासम्म काम गरेर जा, अब महिनाको 12,000 दिनु छ, त्यही पनि किस्ता भन्दिन, यस्तो तालले कसरी घर चलाउनु।
5: अब के गर्छस् त, तेरो बुढो पढा लेखा छैन, धेरै कमाउन सक्दैन, दुःख पाउने भइस।
6: पढे लेखा नभएर होइन, बुढो सोझो भएर चाहिँ दुःख होला जस्तो छ। यस्तो तालले चाहिँ केही हुँदैन है बुढो, कि सौगात बाबुसँग कुरा गर्नु कि अरू नै उपाय गर्नु।
5: फेरि के उपाय भन्छ यो।
6: हेर्नु बुढो, म कान्नेले हात चाट्छ, सौगात बाबुको आँखा छलेर यसो दुई चारवटा बाख्रा तलमाथि गर्न सक्नुहुन्न।
7: आज नारी दिवस कार्यक्रममा नारी खेलौना होइनन् भन्ने शीर्षकमा खतरा गजल जाँदैछ रे त तिम्रो, अझै गएको छैन
8: जाला नै अहिले पाला आएपछि।
7: अनि गजलको शीर्षक चाहिँ नारी खेलौना होइनन् भन्दा पनि गर्फलाको ढिकमा भन्ने राख्या भए हुन्थ्यो।
8: जे राखे नि के मतलब भयो तिमीलाई।
7: अनि गजलमा आयुष भन्ने केटाले गर्फलाको ढिकमा भन्ने शब्द सही छैन, फेरि छुट्लाएर गजल खल्लो होला
8: के रे, त्यस्तै लेख्दै हुन्थ्यो भन्ने लाग्छ क्या हो तिमीलाई।
7: आयुषले यसो गर्यो उसो गर्यो भन्ने धरो प्रचार भइसकेको छ रे त, अब गजलमा पनि छुट्ला कि भनेर सम्झाइदिएको।
8: त्यस्तो सबैलाई सुनाउने रहर छ भने आफै गएर भन न माइकमा, अझ मलाई भन्छ कसले प्रचार गरे त्यही पनि सबैतिर।
7: अनि अस्ति खुसबुलाई कसले भन्यो, तिमीले भने होइन, खुसबु रिसाएर अहिलेसम्म बोलेको छैन।
8: अनि भने त के, खुसबुलाई भन्दा सबैतिर हुन्छ
7: त्यस्तो कुरा, खुसबुलाई भन्नुपर्ने थियो र रोजिना।
8: अझ त्यस्तो कुरा रे, भन नहुने भावे मलाई चाहिँ किन भने त।
7: मैले तिमीलाई भने भन्नेमा तिमीले सबैले भन्दै हिँड्नुपर्छ।
8: तिमीले मलाई भन्न हुने अनि मैले चाहिँ अरूलाई भन्न नहुने भन्ने हुन्छ, बोल्ने बेला थाहा नपाउने अझ कराउँछ, जो चोर उसकै ठुलो चोर।
7: ठिक छ, अब त म चोर भइहालेँ नि, चोर बदमास सबै भइयो अब होइन, म भन्दा राम्रो भेटे होला नि।
8: कोही आल्तु फाल्तुलाई भेट्नु छैन अब, सबै बुझिसकेँ मैले।
7: त्यही भएर त होला नि, यस्तो चाहिने नचाहिने कुरा गर्दै चालबाजी बुनेको
8: हेर आयुष, मलाई कुनै चालबाजी पनि गर्नु छैन अनि यस्तो हावादारी काम पनि गर्नु छैन। आफू जस्तो नठाने हुन्छ सबैलाई।
7: तिमी त साह्रै राम्रो मान्छे हो नि, साना साना कुरालाई पहाड बनाएर हिँडेछ। अझ ठुलो कुरा गर्छौ, अलिअलि इज्जतको त ख्याल गर्नुपर्छ नि।
8: होइन, मैले कसको इज्जत बिगार्दे? यत्तिका इज्जतको ख्याल गर्ने मान्छेले त के गर्दा हुन्छ के गर्दा हुन्न भनेर आफै थाहा पाउन सकिन्न।
7: अनि मैले के गरेको थिएँ त? मैले त्यस बेला कुरा मात्रै गरेको त, अनि तिमीसँग कुरै गर्न हुन्न र?
8: तिमीलाई कुरै नगर कसले भनेको छ र? चाहिने कुरा गर न, कति न के के न भने जस्तो।
9: तिमीहरू उता कार्यक्रम हेर्न गएर के हल्ला गर्दै बसेको? अनुहार पनि पुरै बिगाएर कुच्चा डेक्ची जस्तो बनाएको छ, के हो आयुष?
7: केही होइन, यतिकै।
9: केही नभए त यस्तो अनुहार हुँदैन होला त। अगाडि डान्स भइरहेछ, त सर्ट खोलेर हुटिङ गर्नेवाला होस् त। के भयो तिमीहरू बिच?
7: त्यस्तो के होइन, हल्का डिस्कस मात्रै हो।
9: किन डिस्कस गर्छौ त यार? तिमीहरू त पुरै राम्रो काम गरेर इक्जाम्पल हुने मान्छे हो त।
8: इक्जाम्पल त मन्दैछ नि तिमी आयुष हिरो।
9: किन, के गरेर यसले?
8: सोध न उसैलाई।
9: होइन, के तालो तिमीहरूको? एउटा यता फर्किया छ, अर्को उता फर्किया छ। तिमीहरू साथी हो कि कुकुर बिरालो?
7: केटीहरूको सङ्गत भन्ने पनि यस्तै रहेछ विवेक दाई, बुझ्यो?
8: यस्ता स्वार्थीहरूले हामीसँग सङ्गत नगरेकै राम्रो।
9: यसरी आवेशमा आएर कुरा नगर नरोचिन, यस्तो तालले त तिमीहरूको सम्बन्ध कसरी अगाडि बढ्छ?
8: भयो, कुनै पनि सम्बन्ध अगाडि बढाउनु छैन मलाई यस्तासँग।
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
11: गत हप्ता सोधिएको प्रश्न थियो, कति कक्षासम्मको शिक्षालाई विद्यालय शिक्षा भनिन्छ? यसको सही उत्तर हो कक्षा 12। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत काठमाडौँबाट किशन महर्जन, प्युठानबाट असीम पाण्डे, खोटाङबाट सम्झना सुनुवार र सोलुखुम्बुबाट पूजा थुलुङ विजेता बन्नुभएको छ। तपाईँहरू सबैजनालाई धेरै धेरै बधाई। तपाईँले रु 200 रिचार्ज जित्नु भएको छ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो? प्रश्न फेरि एकपटक, नेपालको संसदबाट एमसीसी कहिले अनुमोदन भयो?
12: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FN गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 59।
2: साउजी
3: हजुर,
2: यहाँको यो फ्यान चलाइदिन न, कस्तो गर्मी भयो।
3: ओहो भाइ, त्यो फ्यान त बिग्रिया छ त, चल्दैन त।
2: फ्यान चल्ने ठाउँ छैन यहाँ।
3: उहाँ पछाडि चल्छ, त्यहाँ बस्नु न त।
4: होस्, त्यस्तो कुनामा त नजाने।
2: डिम्पल, यहाँ बस्नुभन्दा बरु रुममै बसौँ न है। साउजी के रे, रुम खाली छैन?
3: रुम त छ, चार्ज लाग्छ नि। फेरि
2: चार्ज लागे देउला नि, होइन डिम्पल?
4: रुममा नबसौँ होला आयुष, एकैछिनमा मलाई गइहाल्नुपर्छ। नेक्स्ट टाइम बस्नुला नि, हुन्न?
2: हुन्छ हुन्छ, तिम्रो टाइम छैन भने त।
3: ए नबस्ने, कोठा चाहिएन?
4: फेरि फेरि बसौँला नि, बरु मैले भनेको लिएर आएको छौ त।
2: छ, ए ल्याउ।
4: थ्याङ्क यू आयुष।
2: इट्स ओके।
4: तिमीलाई मैले कति दुःख दिएँ है आयुष।
2: यस्तोलाई पनि के दुःख भनेर, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
3: चिसो मगाउनु भएको थियो होइन?
4: यतै राखिदिनु न।
3: हुन्छ।
4: जे होस्, तिमी मान्छे चाहिँ एकदम केयरिङ खालको रहेछौ।
2: के कुरामा?
4: सबै कुरामा, बोलीको पक्का, हेल्पफुल, अरूको प्रब्लम बुझिदिने, विश्वासिलो। मेरो मम्मीको उपचारमा तिम्रै त हेल्प मिलिरहेछ नि मलाई। यस्तै यस्तै कुराबाट त जज गर्ने हो नि मान्छेलाई, होइन र?
2: त्यो त त्यही हो। अनि तिम्रो बाबा चाहिँ कहाँ हुनुहुन्छ नि डिम्पल?
4: उतै गाउँमै हुनुहुन्छ।
2: के गर्नुहुन्छ, यता आउनु भएको छैन?
4: छैन, बुबाको काम त त्यही हो, ड्रिङ्क्स गर्ने, गाउँमा हल्ला गर्ने, त्यस्तै त हो। बुबालाई आमा बिरामी हुनुहुन्छ भनेर कति मेसेज पठाए, आउँदै आउनु भएन।
2: ए हो र?
4: तर ठिकै छ, तिम्रै हेल्प मिलिरहेछ नि मलाई।
2: हेल्प भन्ने कुरा अप्ठ्यारो परेको बेला त गर्ने हो नि, तिम्रो आमा पनि त मेरो आमा जस्तै हो नि, होइन र?
4: तिमी कस्तो लभली छौ यार।
2: हो र?
4: कस्तो मिठो गरी बोल्न जानेको तिमीले, साँच्ची म त तिम्रो पुरै फ्यान भइसके।
2: म पनि तिम्रो फ्यान भएको छु नि अचेल, मलाई जहिले नि तिम्रो मात्र याद आउँछ।
4: किन चिन्ता मान्छौ, एक दिन फुल इन्जोयका साथ बसौँला नि, हुन्न?
2: हुन्छ, तर कहिले आउने होला त्यस्तो दिन?
4: पहिले मम्मीलाई हस्पिटलबाट डिस्चार्ज गरौँ अनि त्यसपछि मात्रै, हुन्न?
2: भइहाल्छ रे। साँच्ची तिम्रो मम्मीलाई आज डिस्चार्ज गर्छ भनेको होइन?
4: आज डिस्चार्ज गरेर लैजाने भने आऊ, डक्टरले के भन्नुहुन्छ फेरि?
2: मलाई पनि कस्तो भेट्न मन लागेको छ मम्मीलाई, आज म पनि जान्छु नि है तिमीसँग।
4: पर्दैन पर्दैन, यतिका दुःख दिइरहेछु, अब झनै हस्पिटल पनि, के दुःख दिनु र तिमीलाई, उता म हेरिहाल्छु नि।
2: तैपनि एकपटक भेट्न पाए हुन्थ्यो भनेर हो।
4: हेरौ, आजै डिस्चार्ज भएन भने भेटौँला नि त्यसपछि।
2: निको भइसकेको छ होइन आमालाई, डिस्चार्ज गर्दै हुन्थ्यो नि अब है, बेकारमा बिल बढाउन किन राख्ने र हस्पिटलमा।
4: घरै गएपछि त आनन्दै हुन्छ नि।
2: त्यसपछि चाहिँ बल्ल हामी भेट्न पाउँछौँ होइन?
4: म मिलाएर फोन गर्छु नि।
2: ल ल हुन्छ।
4: मैले घुम्न जाउँ भन्ने बेला आफूलाई टाइमै नमिल्ने होला फेरि।
2: कसलाई, मलाई? तिमी भन न मात्रै, म सबै कुरालाई बिर्सेर तिमीलाई भेट्न आउँछु नि।
4: हो र?
2: पहिला टाइम दिएर त हेर।
4: त्यसो भए अलिक टाढै जाउँ न ल, एक दुई रात उतै बस्ने गरी, हुन्न?
5: हेरेर खेल्न सक्दैनौ? अय्या, के भनेदेखि घुँडै खुस्काइदिए कि के हो?
6: ओहो, निमकली आमै नमस्कार है, नमस्कार। के भयो, चोट त लागेन नि?
5: नमस्कार नमस्कार, बाँदर जस्ता केटाकेटीले भुकुन्डले हानेर झन्डै खुट्टा भाँच्दैन।
6: माफ गर्नुहोला है, बच्चा बच्चीहरूलाई खेल्ने रहर लागिहाल्छ।
5: खेल्न र चक्कर गर्न मात्र सिकाउनुहुन्छ जस्तो छ तपाईँ, हेर हेर यी सारा केटाकेटी चौरा उफ्रेका।
6: अहिले हाफ टाइम भएर सबैजना यसो चौरमा छन्।
5: धन्न, अघि पछि पनि तपाईँहरूकै खासै पढाउनु हुन्न जस्तो चाहिँ मानिन है मैले।
6: पढाउँछौ नि, किन नपढाउनु, हाम्रो कामै यही हो।
5: मार्साबहरूलाई राजनीति गर्दैमा फुर्सद हुन्न, के पढाउँथे?
6: हाम्रो स्कुलमा चाहिँ त्यस्तै हुन्न हेर्नुहोस्। र अर्को कुरा, आफ्ना बालबालिकाले कस्तो पढ्छन् के गर्दैछन् भनेर तपाईँहरूले पनि त चासो राख्नु पर्यो नि।
5: खन खन पैसा पनि हामी तिर्ने, केटाकेटी पढे नपढेको नि हामी नै हेर्ने, अनि तलब मात्र पचाउने काम चाहिँ तपाईँहरूको।
6: त्यस्तो भन्न कहाँ खोजे हो र?
5: के भन्न खोजेको त?
6: अब तपाईँहरूलाई छलफलका लागि चिठी काटेरै बोलाउँदा त आउनुहुन्न।
5: हामी स्कुल आएर के पो गर्ने हो र? उही तपाईँहरूका भाषण सुन्ने अनि जाने होइन र?
6: निम्कली आमै, उतै अफिसको कोठातिर गएर कुरा गरौँ न है।
5: पर्दैन, दुई चारवटा कुरा गरेर गइहाल्ने हो, म पनि काम छ।
6: ए हो, हुन्छ हुन्छ, भन्नुहोस् न।
5: ल, मैले के भन्नु, तपाईँले भन्नुहोस् न, हाम्रो सन्देशले के गर्यो खासमा? त्यस्तो चिठी नै पठाउनु पर्ने गरी
6: खासमा सन्देश नराम्रो विद्यार्थी चाहिँ होइन, उसको सबै कुरो राम्रै छ, भनेको कुरा सजिलै बुझ्छ, फुर्तिलो पनि छ, बाठो पनि छ।
5: नाति कसको नि, देख्नु भयो?
6: अरू गतिविधिहरू खेलकुद आदिमा पनि चासो राख्छ।
5: खेल्नकै लागि त पैसा तिरेर किताब कापी किनेर ड्रेस सिरेस किनेर किन स्कुल पठाइरहनु पर्यो त? के भनेदेखि स्कुल आइसकेपछि त पढ्नु नै पर्यो नि राम्रोसँग।
6: हजुर हजुर, हो हो, पढ्छ पनि।
5: अनि समस्या चाहिँ के भएन त कृष्ण सर?
6: मैले हजुरसँग छलफल गर्न खोजेको कुरा चाहिँ अचेल सन्देशको आनी बानी स्वभाव फेरिँदै गएको छ, अलि झगडालु, एकहोरो र जिद्दी गर्ने खालको हुँदै गइरहेछ केटो।
5: त्यो त हो कृष्ण सर, घरमै पनि उपद्रव मचाइरहन्छ भने कुन दिन के ठुलै विध्वंस मचाउँछ? त्यही भएर तपाईँहरूले कसरी हुन्छ तह लगाइदिनु पर्यो के कृष्ण सर?
6: तह लाउने भन्दा पनि नि हामी उनीहरूलाई सम्झाइ बुझाइ त गरिरह हुन्छौ नि हामीले।
5: सम्झाएर मान्ने खालको भए पो सम्झाउने।
6: अस्ति चाहिँ सन्देशले कक्षाकै अर्को विद्यार्थीलाई हानेर चोट नै लागेछ नि।
5: सिङ्गानी सिङ्गानी भनेर जिस्काको जिस्काइ गर्दो रहेछ, अनि यसो धकेल्दा ठोकेर दाँत झरे अरे ए भने सुनेको थिए। के भनेदेखि हल्लेका हुँदा हुँदा झरे।
6: अर्को विद्यार्थीको अभिभावकले कम्प्लेन गर्नुभयो, तपाईँहरू सँगै कुरा गर्छौ भन्नुभयो, त्यसैले चिठी काटेका हौ।
5: ए त्यो कुरा त अब पुरानो भइसक्यो नि कृष्ण सर।
6: हजुर, अर्को कुरा चाहिँ विद्यालयमा मोबाइल ल्याउन दिनु भएन, यत्रो बच्चालाई मोबाइल के काम?
5: ए अँ अँ, अस्ति एक दिन चाहिँ बाउको मोबाइल चोरेर झोला हालेर स्कुल आएछ। के भनेदेखि बेलुकी बाउले बेसरी भकुरेपछि अब लादिन भनिया छ।
6: पिटेर मात्र पनि हुँदैन, केटाकेटीलाई सम्झाइ बुझाइ मनाउनु पर्छ, किनकि तपाईँ हामी मिलेर नै उनीहरूको बानी व्यवहार सुधार्ने।
5: तपाईँहरूले यस्तै यस्तै कुरा भन्नु हुँदो रहेछ र झन् पुल पुलेर टाउकोमै टेक्ने भएको छ त आजकल।
6: माया ममताले कोही पनि बिग्रिँदैन, हेर्नुहोस् हामी त यसै गर्छौँ। यहाँ कुनै पनि बालबालिकालाई जस्तो सुकै गल्तीमा पनि सजाय दिने चलन छैन।
5: ल, बिठाई गर्दा पनि सजाय दिनुहुन्न र त झन्झन बिग्रिन्छन् त। के भनेदेखि तपाईँहरूको यस्तो पारा हो भने त सन्देशलाई स्कुल नपठाए पनि हुने रहेछ। केटाकेटीलाई स्कुल पठाउने किन हो भन्नुहोस् त? लेखलान, पढलान, ज्ञानी बन्लान् भनेर होइन?
6: हो, तर तपाईँहरूले पनि समय दिनु भएन र बच्चाको व्यवहार यस्तै खालको भइरहने हो भने हामी समेत तपाईँको बच्चालाई अरूसँग राखेर पढाउन सक्दैन।
5: ए त्यसो भयो के भनेदेखि बदमासी गर्न दिने, गल्ती गर्दा पनि सजाय नदिएर पुल पुल्याउने तपाईँहरू, अझ हामीलाई पो दोष? उसो भए ठिक छ नि त, हामीले पनि किन यही स्कुललाई पठाउनु? भोलि नै म सन्देशलाई अर्को स्कुललाई पठाउँछु, आउँदैन अब यहाँ।

0: के भयो पर्ला दाई?
1: फित्ता चुन्डियो, हेर न।
0: अब कतिन्जेल कुरेर बस्नुपर्ने हो दा। अलिक छिटो गर्नु ल, किन हतार गरे कुसुम? म सानो बच्चा छोडेर आएको मान्छेलाई त हतार लागेको छैन, जित्तो खुकुलो मान्छेलाई के को हतार हो?
1: धेरै बेर लाग्दैन बहिनी, एकैछिन हो। पाँच मिनटमा नट बोल्ट कसै हाल्छु?
0: अरूले त कस्दैनन् पाँच मिनटमा नट बोल्ट, दाईलाई त झन् अरूलाई भन्दा दोब्बर समय लाग्छ।
1: इन्दु बहिनी आउँदा मेरो मिल्नै रमाइलो हुन्छ भन्ने फित्तालाई पनि थाहा रहेछ। इन्दु बहिनी
0: होला होला, म आएको बेला धेरै जसो तपाईँको मेसिन बिग्रेकै हुन्छ, जानी जानी बिगारेर त होइन नि दाई।
2: ए बोजू, के नचाहिने कुरा गरेर बस्यो होला, त्यस्तै त यो दाई लोसे छ।
0: रमाइलो कुरा गरेपछि समय कटाउनु सजिलो हुन्छ क्या। अब तपाईँसँग गरौँ भने तपाईँलाई सुन्ने मन छैन?
2: एकछिन नबोली बसे हुन र भने
0: होइन। तपाईँ आज भोलि के भएको कुसुम? आफू पनि नबोल्ने, अरूले बोले पनि झर्को मान्ने। हेर्नु है, म त नबोली बस्न सक्दिनँ।
1: तपाईँहरू एकैछिन कुर्नु है, म नट बोल्ट ल्याएर आउँछु।

0: पाहुनालाई खुवाउन त पर्यो नि हिन्दू।
1: पर्यो रिता दिदी पर्यो।
0: अस्तिदेखि आउँछु भन्दा भन्दै नभ्याएर। होइन सुनसान छ त, मिलका भाइ छैनन्? कहाँ गए हुन् तिनी?
1: हेर्नु न त्यहाँ मिलको फित्ता फुस्किया छ, नट बल टुलिन भोलाका गएका छन्।
0: ए लौ त ढिलो पार्ने रहेछन् त यिनले। कुसुम पनि आएरहेछौ, मैले त यादै नगरे।
1: हजुर बस्नु बस्नु दिदी, ऊ त मुढा तान्नु त।
0: बस्ने फुर्सद नै ना हिन्दू मलाई, सबैतिर आफैले हेर्न परन्छ, छोराछोरीलाई पनि ध्यान दिनै पर्यो। ध्यान नदिने हो भने फेरि छोराछोरी बिग्रेन भन्ने डर।
1: त्यही त,
0: म गाउँको धोक्रो छोडेर जान्छु, पिनेर राखिदिनु भनेर भन है हिन्दू, म धन्न सकेर आउँछु।
1: हुन्छ दिदी तपाईँ जानु, म भनिदिउँला।
0: बस्न त मन थियो नि, भ्याउँदिन।
2: त्यो रिता बोजूले कसरी घुरेर हेरे मलाई, रिस्ने हुने गरेर।
1: चर्चित भएपछि यस्तै हो, सबैले हेर्छन् बोल्न खोज्छन्।
2: ए त्यस्तो नभन्नु न के बाउजू, भएको कुरा भन्दा के भयो त? मेरो सबै कुरा थाहा भएको मान्छेले त यस्तो भन्नुहुन्छ तपाईँ, अरूले त झन् नभन्ने कुरै भएन नि।
1: मलाई थाहा भएर के गर्नु? हाम्रो समाजले केटा र केटी ढोका लगाएर बस्यादेखिसी यिनीहरूबीच केही भएको छैन भनेर पत्याउँदैन कुसुम।
2: के गर्ने होला है बाउजू, मलाई त एकदमै गाह्रो हुन थालिसक्यो।
1: हेर्नु कुसुम, समाजमा तपाईँको नाम बिग्रिसक्यो, अब यसलाई कसरी सुधार्ने भनेर सोच्नुपर्छ।
2: कसरी सुधार्ने त?
1: हेर्नु कुसुम, हरिश र तपाईँ एकअर्कालाई माया गर्नुहुन्छ, सँगै जीवन बिताउन चाहनुहुन्छ भने समाजको कुरा सुनेर किन बस्ने? बरु सबैको मुखमा बुझो लगाइदिनु न।
2: बुझो लाउनु रे, के भन्नु बा बाउजू?
1: हेर्नुहोस् नानी, मैले भनेको मान्नुहुन्छ भने तपाईँ हरिशसँग बिहे गर्नुहोस्, कुरै खत्तम।
3: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेतानी बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
4: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचन कहिले हुँदैछ? यसको सही उत्तर हो 2079 साल वैशाख 30 गते। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत सुनसरीबाट दीर्घायु श्री पराजुली, कालीकोटबाट सन्जु बम, हुम्लाबाट गणेश देवकोटा र तेह्रथुमबाट अरूणा दर्नाल विजेता हुनुभएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न, हाल नेपालमा कति तहको सरकार छ? प्रश्न फेर एकपटक, हाल नेपालमा कति तहको सरकार छ?
5: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार हजुर।

0: उसाले म पनि हेर्छु।
1: पहिल्यै यस्तै गरेर राख्या भए त भइहाल्थ्यो नि, होइन खुसबु?
0: त्यही त भन्छु, बाबाले पसलको सामान केही ध्यान दिने होइन, खालि सामान खुले पार्दै हिँड्दै हो जहिले। आज तिमीलाई चाहिँ थ्याङ्क यू है आयुष।
1: के को थ्याङ्क यू हो र?
0: सामान मिलाउनमा हेल्प गर्यो नि, तिमी नभएको भए त यत्रा बोरा कसरी उठाउँथे होला र?
1: यस्ता कुरामा पनि थ्याङ्क यू भन्नुपर्छ र, साथी साथीमा अलिअलि त भइहाल्छ नि।
0: धन्न तिमी टुप्लुको आइपुग्यो र सामान मिलाउने बेला सजिलो भयो। साथी कति जान लागेको थियो र?
1: होइन, तिमीलाई नै भेट्न आएको यहाँ। ए ल्याऊ।
0: के हो यो?
1: खुवा हो।
0: खुवा रे? अनि कहाँबाट ल्यायो त यो?
1: अस्ति मम्मीले पठाइनु भएको थियो, जहिले बिर्सिराख्ने रहेछु, अनि आज चाहिँ सम्झेरै ल्याइदिएको।
0: थ्याङ्क यू है आयुष। बाई द वे, मलाई यो खुवा लास्टै मनपर्छ।
1: थाहा छ मलाई।
0: तर एउटा कुरा अलि बुझेन कि मैले आयुष।
1: के कुरा हो र?
0: तिम्रो घर कहिलेबाट विलासनगर डेरी उद्योगमा आएछ? उद्योग मम्मीले नै चलाउनुहुन्छ हो।
1: के भन्यो, मैले पुरै बुझेन नि।
0: यो बट्टामा त विलासनगर डेरी उद्योगबाट निर्मित शुद्ध खुवा लेखा छ त, हेर त।
1: ए, नामै लेखा रहेछ। तिमीलाई किन झुट बोल्नु र? घरबाट पठाएको खुवा अलि बिग्रेछ, अनि डेरीबाटै किनेर ल्याइदिएको।
0: ए, अनि डेरीबाटै ल्याएको भने भइहाल्थ्यो नि। तर ठिक छ, कहाँबाट ल्यायो भन्दा पनि सम्झेर ल्याइदिए खुसी लाग्यो।
2: हेलो खुसु, के छ हालखबर?
0: ठिकै छ, के दिउँ?
2: अहिलेलाई यसो आधा किलो चिउरा दिइराख न।
0: अनि
2: पर्दैन अहिलेलाई, कति भयो पैसा?
0: 60 रुपियाँ देऊ न।
2: ल 60। ल खुसबु भाइ, बाबाई।
0: ल ल।
1: के हो, ग्राहक त खतरा खतरा आउँदो रहेछ नि त, पुरै बाहिरैबाट हेलो खुसबु गर्दै।
0: होइन, यो मान्छे यस्तै छ, त्यही तिम्रो विवेक दाई पाराको केटी देख्यो कि मस्किन थालिहाल्छ।
1: मलाई नि त्यस्तै लाग्यो, कहाँको मान्छे रहेछ?
0: ऊ त्यही त्यो ग्यारेजवाला घरबेटीको छोरो हो, प्राय उधारोमा सामान लाने गर्थ्यो, आज त पैसा दिएर गयो।
1: तिमीलाई देखेर होला नि मक्क परेर पैसा दिएको।
0: चुप लाग, तिमीले फेरि यस्तो फाल्तु कुरा गर्न कहिलेबाट सिक्यौ?
1: बजारमा घर पसल भएकोलाई त के छ र, बसेका छन् खाएको छन्।
0: भन्ने मात्र हो, एउटा साबुन किनेर 10 रुपियाँ उधार राखेर जान्छ।
1: तैपनि पैसा नभएर हामीलाई जस्तो तनाव त हुँदैन नि।
0: के तनाव भयो र तिमीलाई?
1: के भन्ने, भनेको बेला घरबाट तिर्न पनि गाह्रो हुन्छ, अलिअलि पैसा भएपछि यसो केहीमा लगानी गरौँ कि भने कहिल्यै पैसा नहुने भयो।
0: केमा लगानी गर्ने मन गर्यो र आयुष?
1: यसो सेयर बजारमा लगानी गरौँ कि भनेर, बरु पैसा छ भने हल्का सहयोग गर न खुसबु।
0: कति चाहिएको हो र?
1: त्यस्तै 8-10 हजार भए पुग्छ अहिलेलाई, आइपिओहरू आइरहे रहेछ त्यही भएर।
0: ए ए, अनि डिम्याट अकाउन्ट खोला छौ त?
1: डिम्याट? त्यस्तो त छैन त मसँग त।
0: अनि अकाउन्ट नै नखोलेर लगानी हुन्छ त कहीँ? नढाटी भन त, तिमीले सेयर बजारमा त होइन अन्तै खर्च गर्दैछौ, केमा खर्च गर्न लाग्छौ भन त आयुष।
3: जति गहिरो फेवाताल त्यति गहिरो हाम्रो माया जाल।
4: ओ रमा बहिनी, कति मिठो स्वर तपाईँको! तपाईँले यति मिठो गीत गाउनुहुन्छ भन्ने कुरा मलाई आजसम्म थाहा थिएन भने।
3: ए जगत दाई पो,
4: यति प्रेमिल गीत, यति चिटिको परेर ऐना हेर्दै गाउनु भएको छ
3: दाई पनि।
4: अनि उत्सव भाइले देखिन नि बहिनी, कि कुखुराको खोर भित्रबाट अहिले बनैमा शीतलु छायाले हो भन्दै निस्किने त होइन नि?
3: कहाँ खोरमा हुनु दाई, उत्सव त ढावातिर गएका छन्, अनि आमा पनि समूहको बैठकमा जानुभएको छ, सन्देश स्कुलमा, घरमा त छोडेर म मात्रै।
4: ए तर रमा बहिनीको स्वर चाहिँ असाध्यै मिठो है। फेरि एक लाइन गाइदिने हो कि?
3: दाई पनि गाउनै आउँदैन मलाई।
4: अब यति मिठो स्वर सुनेपछि सानी मात्रै होइन ठुल्ठुला पनि मक्ख पर्छन् नि बहिनी, होइन र छोली? उसलाई पनि मेरो कुरा मन पर्यो। जे होस्, आमा छोरी दुवैको स्वर मात्र होइन रूप पनि उत्तिकै उज्यालो छ के
3: दाई पनि, बच्चा बच्ची सबैका मुख त उज्यालै हुन्छन् नि।
4: त्यो पनि हो हुन त, तर तपाईँ पनि भर्खरकी जस्तो देखिनु भएको छ, दुईवटा बच्चाको आमा भनेर त कसैले पनि पत्ताउन नै।
3: उमेरले भर्खरै भए पनि व्यवहारले बुढो बनाइसक्यो दाई, अब त रोजी रोटीकै लागि भए पनि केही कामकाज गर्न पाए हुन्थ्यो बरु।
4: भनेपछि जागिर खाइराखेका मान्छेलाई फेरि जागिर खान मन लागे जस्तो छ है।
3: अँ दाइले कस्तो मनकै कुरा बुझ्नुभएको, लेखक भनेको चाहिँ लेखकै हो है।
4: त्यति त म पनि बुझिहाल्छु नि।
3: साँच्चै दाइ, ललिता दिदीले हजुरसँग मेरो बारेमा केही कुरा गर्नुभएको थियो?
4: तपाईँको कुरा तर केही कुरा सिरियस थियो र?
3: होइन होइन दाइ, सिरियस होइन, यही कामकै कुरा कि, दिदीसँग नि भनेको थिएँ मैले।
4: ए त्यस्तो त केही कुरा पनि भएको छैन हाम्रो।
3: नानी पनि 7 महिना पुग्छ, अब बिस्तारै हुर्किहाल्छ, कतिन्जेल खाली बस्नु भनेर नि दाइ।
4: कुरा त ठिकै हो, ललिताले पनि त्यस्तै 5-6 महिनाबाटै सुरु गरेकी हुन्।
3: त्यही भएर मैले पनि जागिर खोजिरहेको दाइ।
4: तर मेरो पो पेसा सजिलो थियो, घरमै बसेर छोरीहरू हेर्दै लेख्ने गर्थे।
3: तपाईँ जस्तो श्रीमान पाउने ललिता दिदी त एकदमै भाग्यमानी हुनुहुन्छ नि। हुन त हाम्रो पनि उत्सव छन्, आमा हुनुहुन्छ, दुईजनाले एउटा नानी त हेरिहाल्नुहुन्छ नि, सन्देश त हुर्किहाल्यो।
4: उत्सवले छोरी हुर्काउने काममा भने साथ दिएकै होला नि होइन?
3: बेला बेलामा छोरी हुर्किसकि मेरो काम सकियो भन्ने गरे पनि अहिलेसम्म चाहिँ राम्रै साथ पाएकी छु दाई मैले।
4: ल ठिक छ, म कतै कुनै काम भयो भने भनौँला नि है। बरु यसबारेमा तपाईँले उत्सवसँग अनि निम्कोली आन्टीसँग सल्लाह त गर्नु भएको छ नि?
3: यसमा के सल्लाह गरिरहनु पर्छ र दाई, पहिला पनि काम गरेकै हो नि।
4: त्यही पनि यसो घर सल्लाह गर्नुभयो भने विवाद बढ्दैन नि।
3: त्यो त हो, अप्ठ्यारो नमान्नु होला है दाई, पैसादेखि जागिर खोज्ने कामसम्म तपाईँलाई नै भन्छौँ हामी त, आमाले पनि उल्टै तपाईँहरूलाई नै देखिसक्नुहुन्न फेरि।
4: बुढाबुढी मान्छे त्यस्तै त हो नि।
3: एउटा कुरा भनौँ दाई।
4: भन्नुहोस् न।
3: तपाईँले मलाई तपाईँ भनेको कस्तो कस्तो अप्ठ्यारो लाग्छ भने, तिमी भन्दा भइहाल्छ नि, म त तपाईँभन्दा उमेरले पनि धेरै सानो हो नि।
4: अब एकाएक तिमी भन्दा भन्नेलाई त अप्ठ्यारो, सुन्नेले झन् कसरी लिने हुन् फेरि।
3: हामी दुई बिचको कुरा दुनियाँलाई के मतलब, यसमा पनि दुनियाँले कसरी लिने हुन् भनेर चिन्ता मान्नु त।
5: गुरुदेवी दिदी छिटो गरौ न, घरको काम त्यत्तिकै छ। आ नकराई रिता, जा अब महिनाको एक दिन भेला हुँदा पनि घर नै बित्छ है तँलाई। तपाईँको पो घरमा बुहारी छे।
6: गर्छ त्यसले,
5: कसैले नपाएको छोरी पाकी छे, अलिकति काम गर्नु पर्यो कि थकाइ लाग्यो भन्न थालिहाल्छे।
6: सासू सहने भएर नि, मेरो जस्तो सासू पढ्नुपर्ने इन्दुलाई अनि थाहा पाउँथे।
5: हरे फेरि सुरु भयो है तपाईँहरूको गनगन। लौ न गफ मात्रै गरेर नबसौ न, पैसा दिँदै गर्नु त, म टिप्दै जान्छु। कस्तो हतार गरे कि रिता, आमा समूहको बैठकको नाममा महिनाको एकपटक भेला हुनु छ, त्यही पनि हतार गर्छु। अरूहरू आउँदैछन्, एकछिन पख न।
7: आ भन्ने समयमा कोही आइपुग्दैनन्, आफूलाई यहाँ कस्तो बितिसक्यो।
5: हरे कसैको नभएको घर, ए जालिस है एकछिनमा।
6: हामीले बस बस भनेर मात्र हुन्छ र, उसको पैटिल्ल परेर घर आइपुगेर खोज्ला, अरू आउँदै गर्छन्, हामी यहाँ भक्काले पैसा दिँदै गरौँ न। हिसाब खातामा पैसा चढा न त रिता। ल मेरो 500 रुपियाँ।
5: ए रिता लाउ त लाउ, मेरो पनि लेख।
7: अरे हेर यो घनश्यामको ताल खत्तमै भएर गयो।
5: त्यही त, पहिला त तास मात्र खेल्थ्यो, अहिले त बिहानदेखि टिल्ल परेर हिँड्या मात्र देख्छु।
7: तिमको कुरै गरेर साथ दिए छैन, पहिला जुवा खेलेर सम्पत्ति सिद्ध्याए, अहिले सम्पत्ति सक्या पिरमा रक्सी हारे हिँड्छन्। पोइबाट कहिले सुख नहुने भयो मलाई।
6: सम्पत्ति पनि थोरै सकाएको हो र भने, त्यत्रो खेत सबै बेचेर खायो, अहिले पछुतो मानेर के काम।
5: पछुतो नि के लाग्यो होला र खै, जोड्याले जाँड खाने बहाना खोज्या होला नि।
7: पहिला त त्यसरी रक्सी खाँदैन थिए है प्रेम कुमार दिदी।
5: अँ हो नि, आमा पनि सानैमा बितिन्, राम्रो नराम्रो सिकाउने मान्छे कोही भएन त्यसलाई।
6: त्यसो होइन दिदी, बिग्रिने मान्छे त्यसै पनि बिग्रिन्छन्।
5: आमा बाउले सकेसम्म छोराछोरीलाई तल नै लगाएर राखेका हुन्छन् के कान्छी, अब स्वाइनीले लोग्ने तलाउने कुरा आएन, त्यसमाथि पनि रिता जे भने पनि सहने खालके छ।
6: खै आमा बाउ भएका छोरछोरी पनि बिग्रेर हिँड्या देखाएको छ हामीले। अरूलाई भन्न सजिलो छ दिदी, फेरि तपाईँका छोराछोरी पनि गतिला त होइनन् है।
5: किन त्यस्तो भन्छौ है कान्छी माया, मेरो छोराछोरीले के गरेर त्यस्तो
6: सौगातको कुरा गरेको होला के, छोडिदेऊ।
5: छोरो मान्छे हो, मन पर्या केटी मन पर्यो भन्यो, के गल्ती गरेर हामीले हुँदैन भनेपछि अहिले खुरु खुरु आफ्नो काम गरेका छ बसेका छ, कसैलाई के हो।
6: छोरा मान्छे हो भनेर सौगातको वोट त ढाक्नु भयो दिदी, छोरीलाई चाहिँ अलिक सम्हालिन सिकाउनु भएको भए हुन्थ्यो। छोरी मान्छेको इज्जत त एकपटक गएपछि फर्काउन गाह्रो हुन्छ है।
5: होइन मैले तिम्रो कुरा साँच्चैकै बुझिनँ, कुसुमले गरी चाहिँ के,
7: कस्तो थाहा नपाएको जस्तो गरे प्रेम कुमार दिदीले। गाउँले थाहा पाउने, आफ्नै घरकाले थाहा नपाउने, त्यस्तो नि हुन्छ र भने होइन त गुणदेवी दिदी?
5: ए बाबा, भयो के भयो, छोडिदेऊ।
7: होइन, यिनीहरूले कुसुमको बारेमा के कुरा गरेका गुरुदेवी दिदी, तपाईँलाई थाहा छ र केही?
5: लौ, कुसुम र एउटा केटो इन्दुको कोठामा चुकुर लाएर बसेको भेटाएको भन्ने कुरा तपाईँलाई थाहा छैन र प्रेम कुमार दिदी?
7: लौ, के कुरा गरे कि तिमीले रिता? कसले भने त्यस्तो नचाहिने कुरा?
6: हावा नचली पात हल्लिन्छ, झन् गुरुदेवी दिदीले आफ्नै आँखाले देखिया कुरो।
7: नभएको कुरा नगर है कान्छीमा।
6: गुरुदेवी दिदी, मैले बढी कुरा गरे हो कि साँच्ची के हो भनिदिनु त?
5: यिनीहरूले नभएका कुरा के गर्थे र? अलि दिन अघि मात्रै मैले खुद आफ्नै आँखाले देखेको हो।
7: कुरा त्यस्तो थियो भने त तपाईँले मलाई त्यही दिनमा भन्नुहुन्थ्यो होला नि दिदी, यतिन्जेल किन चुप लागेर बस्नुहुन्थ्यो र?
5: अब छोरीलाई बैस चढुन्जेल माइतीमा राखेपछि यस्तै हो, मैले भन्या बेलामा खुरुक्क बिहा गरेर पठाइदिएको भए आज यो दिन देख्नु पर्थ्यो? अब मुख लुकाएर हिँड्ने हो कि नाक छोपेर हिँड्ने हो, त्यस्तै पारियो कुसुमले।
7: के कुरा गर्नुहुन्छ दिदी, मुखै लुकाएर हिँड्नु पर्ने के काम गरिरह्यो कुसुमले?
5: अब मलाई के सोच्यो है प्रेम कुमारी, त्यस दिन इन्दुको कोठामा डामडुम ढोका लगाएर त्यो केटासँग के गरिस् भनेर आफ्नै छोरीलाई गएर सोध न।
8: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ? नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला। नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ। रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रूपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
9: गत हप्ता सोधिएको प्रश्न थियो, नेपालको कानून अनुसार नाबालिग भन्नाले कति वर्ष उमेर नपुगेको व्यक्ति बुझिन्छ? यसको सही उत्तर हो 18 वर्ष। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत झापाबाट ठाकुर सिंह गुरुङ, मुगुबाट कमला रावल, दार्चुलाबाट गौरी बोहरा र झापाबाट विशाल बराल विजेता बन्नुभएको छ। यहाँहरूलाई धेरै धेरै बधाई, तपाईँले रु 200 को रिचार्ज जित्नु भएको छ। साथै अङ्क 1-46 सम्मका साप्ताहिक विजेता मध्येबाट गोला प्रथा मार्फत कञ्चनपुरकी हिना बोहरा सुपर विजेता बन्नु भएको छ। तपाईँलाई धेरै धेरै बधाई हिनाजी, तपाईँले स्मार्टफोन जित्नु भएको छ। पुरस्कारका लागि हामी तपाईँलाई सम्पर्क गर्नेछौ। अब यो हप्ताको लागि प्रश्न रहेको छ, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ? प्रश्न फेरि एकपटक, बच्चा जन्मेपछि कति दिनभित्र निशुल्क जन्म दर्ता गराउन सकिन्छ?
10: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 30।
2: इन्दु बाउजू, बाल्टी थापिदिनु त, पानी खेर गयो।
3: खोइ दिनु त।
2: अनि कुसुम, तपाईँ लुगा मात्र धुने हो कि नुहाउने पनि?
3: नुहाउँदैन बाउजू।
2: धारा खाली भए बेलामा नुहाए भइगयो नि। धारामा हामी मात्र भए त आज फर्स्ट टाइम होला है, नत्र सबै भिडिन्थ्यो।
3: होस् बाउजू,
2: नुहाउँदिन। अस्ति भर्खर नुहाएको मैले, तपाईँ नुहाउने
3: हो?
2: पहिला नुहाइहाल्नु पर्यो है, बरु खाने पानी पछि थाहा हुन। अहिले फेरि अरू मान्छे आयो भने नुहाउनै पाइँदैन।
3: बाउजू, त्यो बाल्टिनको पानी मेरो लुगा धुने बाटोमा हाल्दैन त?
2: लुगा त डङ्गुर रहेछ कुसुम, अलिअलि गर्दै धोयो भने त सजिलो हुन्छ नि। म त एकैपटक धेरै लुगा धुनै सक्दिनँ।
3: पहिला त भाउजू छिटो छिटो धुन्थेँ नि, अहिले त हेर्नु न, स्कुलको होमवर्क गर, पाठको क भ्याउँदै नभ्याउने भने।
2: छोडिसके स्कुल, फेरि के जान मन लाग्यो होला यो कुसुमलाई, के पढ्न मन लाग्यो होला।
3: अनि नपढेर के गर्नु त भाउजू?
2: सौगात दाले मलाई एउटा मलाला भन्ने केटीको किताब पढ्न दिनुभएको थियो है, अनि त्यस किताब पढेपछि त मलाई कस्तो स्कुल जान मन लाग्यो कि, पढ्न त पढ्ने रहेछ भन्ने लाग्यो। अनि
3: जति पढे पनि बिहा गरेर अर्काको घर जानैपर्छ, बेकारमा किन टाउको दुखाउनु? कस्तो चिज पनि,
2: बिहा गर्नुपर्छ भन्दामा पढ्नै नहुने हो र? पढेर बिहा गरे पनि भइहाल्छ नि, होइन बाउजू?
3: हेर न, ठुला कुरा गरे, बा आमाले बिहा गरेर पठाउनु लागिसकेका थिए। चिन्दै नचिने मान्छेसित कसले गर्छ बिहा?
2: म त मरि गए नि गर्दै रहेछ त्यो मान्छेसँग बिहा।
3: काका काकी सोझो भएर पो तपाईँको कुरा सुन्नुभयो, उस्तै बा आमा भइदिएको भए घोक्रिएर पठाउँथे।
2: अँ, हाम्रो आमा सोझो खुब दिनका दिन कराएर मलाई हैरान पार्नुहुन्थ्यो। मैले बिहा गरिदिनु भनेपछि पनि मलाई फकाउँदै हुनुहुन्थ्यो।
3: काकीले मलाई पनि कुसुमलाई सम्झाइदेऊ भन्दै हुनुहुन्थ्यो, मैले जबरजस्ती बिहा गरिदिनु हुँदैन भनेर काकीलाई सम्झाएँ।
2: हाम्रो आमा त्यस्तै एउटा कुरा पाएपछि त्यसैमा झुन्डिरहनुहुन्छ, को कोसँग कसले बिहा गर्छ, होइन त बाउजू?
3: भन्ने बेलामा नचिनेको मान्छेसँग बिहा गर्दिन पनि भन्ने, चिनेको मान्छे आफूलाई मरियत्ते गर्ने मान्छेलाई पनि वास्तै नगर्ने। खै, तपाईँको कुरा त म केही बुझ्न सक्दिनँ है।
2: ल, कसलाई वास्ता गरिनँ र मैले?
3: अचु, हेर न, नबुझा यस्तो गरे, नाम नै भन्नुपर्ने हो र?
2: को हरिस भन्नुभएको
3: हो नि त?
2: गर्छ खुब, त्यस्तो मरिहत्ते गर्ने भए त्यो तनुसँग लिपिक्क हुन जान्छ कि क्या?
3: मरिहत्ते नगर्ने भए तपाईँले एकचोटि पढाइदेऊ भन्ने बित्तिकै पढाउनु तयार हुन्छ त, हुने बेला आफै परपर हुने, दोष चाहिँ बिचार हरिसमाथि थोपर्ने।
2: मलाई गाली नगर्नु न बाउजू।
3: गाली गरे हो त, सम्झाएको पो त, आफूलाई माया गर्ने मान्छे भाग्यमानीले मात्र पाउँछ है कुसुम। मनपर्ने मान्छेलाई माया गर्नु र उसैसँग बिहा गर्नु जस्तो ठुलो कुरो केही पनि होइन।
2: तपाईँ र नेता दाईको पनि लभ म्यारिज हो बाउजू?
3: होइन, तपाईँको दाई चाहिँ खुब मेरो पछि लाग्नुहुन्थ्यो, मलाई त त्यति बेला तपाईँको दाई फिटिक्कै मन पर्दैन थियो।
2: दाईले तपाईँलाई भगाएर ल्याउनु भएको होइन र?
3: हो हुन त।
2: अनि बाउजू, किन मनै नपरेको मान्छेसँग तपाईँले भागेर बिहा गर्नुभएको त?
3: त्यसको कारण छ नानी, सायद त्यो मेरो जीवनको सबैभन्दा गलत निर्णय थियो, त्यसैले पनि मैले गरे जस्तो गल्ती तपाईँले गर्न नपरोस् भनेर हरिसँगको सम्बन्ध नबिगार्नुहोस् भने हो मैले।
4: ओ आयुष, तैँले अझ त्यो पुरानै कुरा सम्झिरह्यो क्या हो?
5: बिर्सु भने नि याद आइरहन्छ, के गर्नु त?
4: त्यो टार्जन फोटो त पुरै आरती घुमे जस्तो घुमिरह होला होइन, केटाकेटीले त लास्टै दर्शन गरे होला नि।
5: ए, तपाईँ घरिघरि त्यही कुरा नगर्नु न कि विवेक दाई।
4: चिन्ता नले, यस्तो फोटोले त झन् तिम्रो भ्यालु बढाउँछ बुझिस्?
5: त्यस्तो भ्यालु बढ्ने भए आफ्नै बनाएर हाल्नु न त।
4: हाम्रो पनि गयो होला नि आफ्नै स्टाइलमा त, मुला बच्चालाई के थाहा?
5: कहिले आउँछ फेसबुक भरिने गरी अनि थाहा हुन्छ के हो भन्ने कुरा।
4: मिलाएर पठाउन जान्नु पऱ्यो नि केटा, तैँले जस्तो अनुहारै नदेखेकोलाई चिन्दै नचिनी पठाउने हो र?
5: महाको पापी मान्छे रहेछ यार।
4: को मान्छे?
5: त्यो फेसबुकवाले।
4: त्यही त, यस्ता काम बुझेर गर्नुपर्छ भन्छु नि, भाइहरूले थाहै नदिकन लुकी लुकी गर्छन्। अनि
5: मैले के लुगाएको थिएँ र? सबै त थाहा थियो नि।
4: दिन्छस् थाहा, लुकी लुकी लभ यु मोनु लभ यु मेरो रानी गर्थिस् त देखाइहाल्यो नि रानीले आनी बानी
5: बिस्तारै पत्ता लाग्ला नि कति दिन लुक्ला र
4: अझै पनि म भन्छु यस्ता कुरामा टेन्सन नले यस्ता झारपाती कुरामा टेन्सन गरेर कसैले केही दिनेवाला छैन
5: टेन्सन पनि के पाउनलाई गर्ने हो र
4: त्यही त नगर भनेको नि तँलाई त झन् केटीको फोन आउनुपर्ने हो आएको छैन अहिलेसम्म
5: चुप लाग्नु तपाईँ खाली यस्तै कुरा बरु यस्तो कसले गर्यो होला भन्ने सोच्नु न
4: तैँले त खुसबुले गरे हुनसक्छ भन्थिस् त कसले गरे रहेछ सोधिनस्
5: होइन रहेछ सोधिसके उनीहरू पनि लागिरहेछ नि यही खोज्नलाई
4: जति खोजे पनि भेटिनेवाला छैन दुःखै नगरे हुन्छ
5: एकपटक आइडी खुलेपछि लोकेसन ट्रेसिङ गरेर पत्ता लगाउनु हुन्थ्यो आइडी नै नखोल्ने भएर पो त
4: गरिस् ट्रेसिङ चोरले सबै चोरेर लगेपछि फेरि बाटो देखाइदिन आउँछ त
5: त्यही त के गरी उपाय नलाग्ने भयो त के गर्ने गर्ने
4: यस्तो कुरामा टेन्सन गरेर केही फाइदा छैन
5: मलाई अरूभन्दा पनि त्यो क्लबबाट निकालेको लास्टै तनाव भइरहेको छ यार
4: के ज्याक लगाइदिनु पर्यो डिजाइन गर्छस्
5: के ज्याक लगाउनुहुन्छ तपाईँले त्यसै
4: सुटोलाई भन्छु नि त्यो तेरो खेल समितिको अध्यक्ष छ नि हाम्रै सुटो सँगसँगै पढेको रे त
5: भयो अब मेरो ठाउँमा त्यो मिलनलाई राखिसकेका छन् अब के काम छैन दाइ
4: ए मिलनलाई पो राखिसकेछन् मुलाले त्यही भएर पो अस्ति मलाई गफ दिइरहेछ त
5: के भन्थ्यो र
4: मान्छेको क्षमता मात्र भएर हुन्न है दिमाग चलाउनु पर्छ दिमाग भन्दै थियो अझै यसका चुरी फुरी अलि बढी नै बढे जस्तो छ कहिले भेट्छ न मजाले मेरो हातको
5: तपाईँलाई के गर्यो र
4: मलाई किन तेरो इन्सल्ट गरे पनि त राम्रो होइन नि मसँग किन ठुलो कुरा गर्नु पर्यो त्यो फ्युसाले
5: त्यो मिलनले अध्यक्षकै पहुँच त लगाएको होला नि
4: लगाओस् हामीलाई बाल भयो र तर हामीसँग ठुलो पल्टिनु भएन के कुरो त्यही हो
5: कोचहरूले मैला नै राख्नुपर्छ भन्ने कुरा खुसबुले अध्यक्षलाई गएर सुनाएको रे
4: अनि
5: त्यो अध्यक्षले हुन्छ हुन्छ भनेर सुने नसुने गरी टारेछन् लास्टमा यही मिलनलाई राख्नु पो रहेछ
4: मैलाले ज्याक लगाएछ नत्र के राख्थे यस्तो तोरीलाई
5: ज्याक त होला नि त्यसको अङ्कल पनि त्यही समितिमा छन् त्यही त होला
4: अब अङ्कलै त्यही भएपछि त सकिगयो नि अरू के कुरा गर्नु पर्यो र
5: अरू बेला प्लेयर छान्नु पर्यो भने झन्डै 3 महिना लाग्थ्यो
4: अनि के तैँ मुलालाई कुरेर बस्छन् त उनीहरूले भन्दा आफ्नो टिम मिलाउनु पर्यो
5: मलाई क्लबबाट निकाल्न साथ मिलनलाई राख्नु अध्यक्षले पनि उसैलाई सपोर्ट गर्नु मिलनले पनि नचाहिँदो नचाहिँदो फुर्ती देखाउनु यो सबै हेर्दा कतै यो मिलनले चालेको गोटी त होइन
6: उत्सव उत्सव कस्तो निदाको उठ न
7: के भयो
6: उत्सव उठ न
7: के भयो नसेतेर किन उठेको
6: हेर न मलाई के भयो एकदमै गाह्रो भयो भने
7: के भयो तिमीलाई
6: तल्लो पेट दुखेर सुत्नै सकिन
7: सुत्न अप्ठ्यारो भएर पो हो कि
6: होइन अघिदेखि सुत्नै सकेको छैन हेर न सन्चो होला कि भनेर गरी यता गरे गरी उता गरे उतै भएन
7: अनि कस्तो गरेर बस्यो त अलि अलि सजिलो बस्यो त ल
6: उठ्दा पनि दुख्छ बस्दा झन् दुख्छ के गर्ने होला उठ्छ
7: दिउँसो के खायो र
6: त्यस्तो केही खा छैन उही सधैँ खाने कुरा त खाएको हो नि मैले
7: के गर्ने त पानी खान्छौ
6: होइन नखाने
7: एक नासले दुखिरहेछ कि
6: खै कहिले काहीँ ठिक भए जस्तो हुन्छ फेरि एकछिनमा दुख्छ
7: अनि अस्ति बिचमा देखाउन जाँदा के भनेको थियो त डाक्टरले
6: बच्चा जुन मात्रामा बढ्नुपर्ने त्यो बढिरहेको छैन रे भनेको थियो
7: अनि के औषधिहरू दिएनन्
6: त्यही पहिला खाइरहेको औषधि र अर्को एउटा औषधि थपिदिएको थियो
7: के भयो त फेरि यसो निदाउने कोसिस गर न कम हुन्छ कि
6: निधाउन सके त हुन्थ्यो नि फिटिक्कै निन्द्रा होइन
7: के गर्नु त के गर आमालाई बोलाउँ त रमा आमालाई बोलाउँ
6: के गर्ने गर्ने
7: रमा आमा आमा ए आमा
8: के भयो किन कराएको मध्य राता
7: यहाँ आउनु न एकछिन रमालाई यहाँ गाह्रो भयो भन्छन् कसलाई के भयो भने उत्सव भाइ ए रमालाई सन्चो भएन दाइ
8: के भयो भने ओइ रमा के भयो
6: पेट दुख्यो
8: पेट दुख्यो कहाँनिर दुख्यो
7: बेस गरी नै गाह्रो भएर उठ्छ भाइ खै त है दुख्यो भनेर छटपटाइरहेछ
8: के भनेदेखि कहिले काहीँ त अलिअलि दुखिहाल्छ नि
6: खुट्टा पनि कस्तो अरो भएको छ
8: ल ल नआत्यौ न नआत्यौ उठ्छ
7: हजुर
8: जा त भान्साबाट तातो पानी लिएर आइज तिमीहरू यति पनि केही सहन सक्दैनौ
7: तातो पानी त यही थर्मसमा छ नि आमा खान्छौ भनेर भनेको खान्न भने
8: गिलासमा राखेर दिएन अनि पो खान्छ
9: उठ भाइ यो साह्रै नै गाह्रो भएको जस्तो छ अस्पताल लाँदा नै ठिक होला कि
7: खै के गर्ने गर्ने यति राति
8: पर्दैन कहीँ लान यहीँ ठिक हुन्छ ल रमा यो तात तातो पानी खाऊ त बिसेको हुन्छ
7: अलि टाउको उठाउ न फेरि सर्केला कि अलि उठाउ त
6: कस्तो भएको छ मान्छे नै
9: टाउको दुख्ने रिङ्गाटा लाग्ने जस्तो पनि भएको छ र रमा बहिनी
6: खै अलिअलि त दुखिरहेछ टाउको नि
9: हेर उत्सव भाइ मेरो कुरा मान्छौ भने चाहिँ यस्तो अवस्थामा यसरी घरमा राख्नु हुँदैन बुझ्यौ
7: के गर्नु त
6: कति बस्यो
7: एक बन्द लगाइसक्यो
8: आत्तेरै मात्र हुन्छ भने के भनेदेखि व्यथा लाग्ने बेला भए होइन अब कहिले काहीँ बच्चा यताउता चल्दा दुख्ने त भइहाल्छ नि
9: त्यही पनि त अस्पताल लग्यो भने के रहेछ भन्ने थाहा हुन्छ नि त आन्टी
8: भयो भयो पर्दैन लान तिमीहरूलाई के थाहा यस्तो बेला के हुन्छ के हुँदैन भन्ने कुरा हामीले त सबै भोगेर आएको हो यो उत्सव पाउने बेलामा त झन् मलाई कति दिनसम्म गाह्रो भएको थियो
6: होस् न त अहिले
8: अलिक कम भएको छ
6: अघि भन्दा त अलिकति कम छ
8: ल बिस्तारै ठिक भइहाल्छ नि
6: अघि पनि एकछिन कम भए जस्तो भयो फेरि दुख्यो
7: के गर्नु त आमा के लाने हो त एकपल्ट
9: यस्तो सिम्टम देखिनु चाहिँ त्यति राम्रो होइन जस्तो लाग्छ है मलाई चाहिँ बरु यहाँ समय खर्च गर्नुभन्दा त छिटो लग्दा बेस हुन्छ होला
7: आमा आमा गाडी भनौँ त उसो भए
8: अब तँलाई डाक्टरलाई पैसा खुवाउनु मन लाग्यो भए दुःख पाउनु मनै लाग्यो भए लैजान त म के भनौँ
10: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ
11: गत हप्ता सोधिएको प्रश्न थियो कुसुमको दाई सौगात कुसुमको विवाहको पक्षमा छन् कि विपक्षमा छन् यसको सही उत्तर हो विपक्षमा सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट राजकुमार सिंह मोरङबाट शान्ता कार्की ढोली झापाबाट बुलेट खत्री र बाराबाट चम्पा चौधरी विजेता बन्नुभएको छ तपाईहरु सबैजनालाई धेरै धेरै बधाई तपाईले रु 200 को रिचार्ज जित्नु भएको छ अब यो हप्ताको लागि प्रश्न रहेको छ गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ प्रश्न फेरि एकपटक गौतम बुद्धको जन्मस्थान कुन प्रदेशमा पर्दछ
0: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660013567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ हवस् त रोपेगुना फलको अर्को अङ्कमा भेटौँला नमस्कार

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 74
2: इला समात आफू चाहिँ मोबाइल खेलाएर बसेको छ, मलाई चाहिँ टिकट काट्न पठाउँछ। टिकट काट्न नि मै जानुपर्छ होइन?
3: यति पनि नगर्ने भए अन्त साथी अब के फाइदा भयो त? साथीलाई यति हेल्प गर्नु सक्दैनस्? अनि पैसा खोइ त रिटर्न दिएनन्?
2: कति छिटो पैसा भन्छ। यी ल यही छ तेरो पैसा, 150 कार्डको लाग्यो, बाँकी यही छ, ल हिसाब गर।
3: पैसा भनेको यही हो, नखोजेर के अन्त? अहिले फेरि ब्लड चेक के चेक गर्न भन्ने?
2: अनि म के खाइदिन्थेँ त?
3: नरिसा न, तैँले कति बिर्सिस कि भनेर नि। बरु अहिले पुगेन भने मलाई सापट्टि हाल्दे।
2: ल ल हुन्छ। बरु डाक्टर पो कहाँ गयो? नआउने पो हो कि? बरु नर्स चाहिँ यतै रहेछन्।
3: फेरि चिलाउनु थाल्यो, कुनै कुनै बेला त खप्नै नसकिने रहेछ यार।
2: हे धेरै नकनाए न, कनायो भने झनै चिलाउँछ के। तैँले कनाएको देखेर मलाई नै शरीर चिलाउनु थालिसक्यो।
3: नकनाएर के गर्नु त?
2: ऊ त्यहाँ गएर नाच न, ठिक हुन्छ।
3: जोक नगर न, कहिले काहीँ त लास्टै चिलाउँछ भने। त एकछिन बस्दै गर है, म बाथरुम गएर यो चिलाएको जति सबै कनाएर आउँछु।
2: त धेरै नकरा त, ऊ त्यहाँ नर्सले हेरिरहेछ, कन्ट्रोल गर न।
3: मलाई लास्टै चिलायो के। तपाईँहरू चेक गर्न कति बेलाबाट सुरु हुन्छ बुझ्दै गर्न, म एकैछिनमा आइहाल्छु।
2: कस्तो रहेछ,
4: तपाईँहरूले बिरामी कार्ड बनाउनु भएको छ?
2: हजुर छ छ।
4: दिनुहोस् न, कार्ड चाहिँ जम्मा गरेर अगाडि राख्नुपर्छ।
2: ए भइहाल्छ नि, यी लिनुहोस्।
4: थ्याङ्क यू। ल अब डाक्टर आएपछि नाम बोलाउँछु अनि भित्र आउने है।
2: ए ल ल, अनि डाक्टर चाहिँ कति बेला आउनुहुन्छ होला?
4: अब आइपुग्ने बेला भयो, एकछिन बस्दै गर्नुहोस् न।
2: खासमा मैले तपाईँलाई कहाँ देखा देखा जस्तो लाग्यो।
4: देख्नुभयो होला, कहाँ हो र घर तपाईँको?
2: यहीँ विलासनगर हो। अनि हजुरको?
4: मेरो पनि यहीँ हो, विलासनगरमै।
2: ए विलासनगर कहाँ नि?
4: कलेज पछाडि ड्राइभर टोल भन्ने थाहा छ?
2: थाहा छ नि, हाम्रो आफ्नो मान्छे पनि त्यहीँ बस्नुहुन्छ।
3: के भयो किसान, डक्टर आउनुभयो?
2: छैन, अब आउने रे।
4: ल अब आइहाल्नुहुन्छ, एकछिन वेट गर्नु ल।
2: हस् हस्। क्या यार, तँलाई पनि ठिक्कै यही बेला आइपुग्नु पर्ने होइन?
3: ल किन, के भयो र?
2: भर्खर इन्ट्रोडक्सन हुँदै थियो, गइहाल्यो नि।
3: अब तैँले हस्पिटलमा पनि झापड खाने विचार गरेछस् होइन?
2: किन झापड खाने?
3: अनि हस्पिटलमा आएर नर्सलाई साइड हान्न थालेपछि बाँकी रहलास् त?
5: बेलमती रोका, बिरामीलाई भित्र ल्याउनुहोस् त, डाक्टर सरित आइपुग्नु भएको छ। त्यसपछि आयुष बोरा, आयुष तपाईँ आफ्नो लाइनमा बस्नुहोस् है।
3: हस् सिस्टर। ओए किसन
2: भन,
3: यो नर्सले डक्टर सरिता भने कि शरद भने? मैले त राम्रोसँग बुझिनँ नि।
2: खै सरिता भने जस्तो सुनेको थिएँ, अब जो भयो नि डक्टर भए भइहाल्यो नि।
3: जा त कार्ड लिएर आइज।
2: किन नि?
3: घर जाम यार, यहाँ हुँदैन अब।
2: बोलाइस् कि क्या हो, यहाँ पालो आएर बेला किन घर जाम भन्छ? फेरि जचाउनु पर्दैन?
3: म चाहिँ जचाउँदिन, तँलाई मन लागेको छ भने तँ जचा।
2: ओए ओए आयुष, ए कहाँ गएको फेरि? एकछिन ए पख्न भने।
6: मलाई त यो फ्रक यति पनि मन परेन।
7: मलाई पनि मन परेन दिदी।
6: ल कस्तो राम्रो छ, तिमीलाई मन परेन?
8: तिमीलाई मन पर्यो सन्देश, लगाउँछौ त
7: दिदी? सन्देशले फ्रक लगायो भने कस्तो देखेला है?
8: फ्रक त केटीले पो लगाउँछ नि त बुद्धु,
6: कस्तो होला। अनि यति राम्रो फ्रक किन मन परेन भनेको त?
8: मलाई पेन्ट लगाउनु मन थियो, मामुले फ्रकलाई लिम्बो पो भने त।
7: मलाई पनि पेन्ट मन पर्छ नि।
6: अरे त पेन्टै मन पर्दैन, चेनले च्यापेर कस्तो दुख्छ।
1: ल हेर, लुगाको दोकान लगाएको यिनीहरूले किन फिजाएको सबै लुगा भुइँमा?
8: बाबा सन्देशलाई पेन्ट मन पर्दैन रे, फ्रक मन पर्छ रे, उसलाई दिउँ यो लुगा।
9: हो सन्देश
1: के रे, झन् बस्तीपुर बजार गएको बेलामा कति राम्रो राम्रो फ्रक देखेर छोरीहरूले ल्याइदिएको त, अरूलाई पो त्यो भन्छन् बा।
8: आफूलाई पेन्ट लाउन मन थियो, मलाई सोध्दै नसोधी फ्रक ल्याइदिनु। अनि
6: मलाई पनि बाबाले सोध्नुहुन्न, मलाई त झन् बाबाले नयाँ लुगा पनि किनिदिनुहुन्न।
1: अनि मामुले नि?
6: मामुसँग त पैसा नै छैन।
9: छोरीहरूलाई के लाउन मन छ भनेर एकपटक सोधेको भए हुन्थ्यो ललिता तिमीले?
1: अब सबै कुरा यी केटाकेटीहरूलाई सोधिरहनु पर्छ र भने, कस्तो कुरा गरेको के
9: पर्छ नि। अस्ति त्यहाँ पालिकाको वडा भेलामा समेत बालबालिकालाई सहभागी नगराई उनीहरूको नाममा आउने बजेट बारे निर्णय गर्दै थिए, कम्तीमा तिमीहरूको इच्छा के छ भनेर पनि नसोध्ने, यो कस्तो खालको चलन होला यहाँ?
1: ओडा भेलाको कुरा सुनाएर मलाई छेड्न आन है तिमी। छोरीहरूले लगाउलान् भनेर आफूलाई राम्रो लागे लुगा किनेर ल्याइदिएको त हो, फेरि हरेक कुरा यिनीहरूलाई सोध्नै पर्छ र भने
9: सोध्नु त पर्छ है ललिता। तिमीले पोहोर साल जोएसीको सिकाइमा समस्या भयो भनेर बस्तीपुरमा विशेष स्कुलमा हालौँ भनेर जिद्दी गरेकी थियौ, उसले यहीँ पढ्छु भने र अहिले प्रुफ पनि गरेर देखाइ देखाइन त।
1: अब अहिले आएर यसरी राम्रो गर्न सक्छु होला भन्ने नै लागेको थिएन नि त त्यो बेला।
9: अनि अहिले
1: तिमी घर बसेको काम लाग्यो नि त, तिम्रै मेहनत त हुने सबै। कति आफ्नो तारिफ सुन्न खोजेको होला कि?
9: तारिफ सारिफ केही खोजेको होइन कि, मैले बच्चा बच्चीको चाहना बुझेर निर्णय लिए एकदम फाइदा हुन्छ है भन्ने कुरा बुझाउन खोजेको तिमीलाई। भन न के भो
10: लुकेको,
9: रात बिरात यतै बसेर हुन्छ, हिँड माथि छिटो।
1: अलि मायाले बोलाए पनि त हुँदो नि त उसो बाबु,
9: माया गरेर पच्ने खालको छ र यो भने, लेख्नु छैन पढ्नु छैन एकछिन घर बस्नु छैन, खालि सताउनु जन्मेको खानाको काल, हिँड छिटो माथि। हत्तेरिका उत्सव, तिम्रै छोरा त हो नि, यसरी अरूको अगाडि उसलाई तिमीले नै गाली गर्दा हप्काउँदा पिट्दा उसलाई कस्तो लाग्दो होला त के?
11: भयो दाइ भयो, धेरैजना नबन्नुहोस्, कहिले काहीँ त मलाई पनि मेरो काम आफ्नै गरिदिनुहोस् न।
1: लजु जोएसी तिमीहरू भित्र जाऊ त, भइगयो नि त जगत, कति अरूकै टेन्सन लिन्छौ के, उनका छोराछोरी हुन् जेसुकै गरून् छोडिदेऊ।
9: त्यस्तो होइन नि त ललिता, एउटै घरमा बसेका छौँ, छोराछोरीले एकअर्काको कुरा कति छिटो टिप्छन् देखेको छैन तिमीले?
11: ओए सन्देश छिटो आइज भने सुनिनुहोस् तैँले, होइन कति बेर मलाई ढोकामा उभिएर सताउँछस् हँ, आज त तेरो ढाड सड्न खोज्छ कहाँ छाड्छु म।
9: ए जतिखेर पनि कुटेर पिटेर किन उसको हुर्मत काट्छौ, तिमीलाई सन्देश यस्तै गाह्रो भएको छ भने अबदेखि म पाल्ला बरु हुँदैन।

0: जगे कति रहेछ बाँधनी सातो पुत्लो उडाइदिए
1: आफू त्यत्तिकै डराउँछ अझ मैले पो सातो पुत्लो उडाएँ
0: अँ त्यही त हेर्न आफू चाहिँ यहाँ कालो बरको घमल्याङमा उडेर भुत जस्तो बनेर आउँछ अनि म त्यत्तिकै डराएँ अरे किन उडेँ कि तैँले यो बरको
1: अरूले नचिनोस् भनेर नि
0: ए
1: ला तेरो लुगाको पोका आफै राख
0: तँलाई जा अब यति ब्याग लगाउन कति बेर लागेको
1: ढिलाइ भए पनि सामान ल्याइदिए भन्न झन्डै मम्मीले देखे अझ मम्मीले देखे भए मार्नुहुन्थ्यो नि
0: ला हो र मम्मी घरमै हुनुहुन्थ्यो हो
1: घरमा भन्छ आँगनमै हुनुहुन्थ्यो पल्ला घरको काकीसँग गफ गरेर बसिरहनु भएको थियो अब आऊ भन्ने मम्मीले देख्ने भन्ने बि फेरि एकछिन बसो भने तैँले फोन गरे आए गरे मलाई यत्रो टेन्सन भएको थियो
0: अनि कसरी आइस् त
1: पहिला लुगाको पोको झ्यालबाट फाले अनि आफू चाहिँ बिस्तारै ढोकाबाट निस्किएर टाप
0: भाग्न त सिपालै रहेछस् यार
1: नकरा ला एउटा कुरा त मैले सुक्कै बिर्सेँ
0: के
1: तैँले भन्यो भएर त्यो रातो कुर्ता धोएर राखिरहेको थिएँ
0: हाल्दै बिर्सेछु मलाई थाहा थियो कि तैँले यस्तै गर्छस् भनेर
1: थाहा भए अनि किन मलाई हिजै ल्याएर दिएको त सामान आफै ल्याउनु पर्दैन आज
0: यो लुगाको पोको बोकेर म घरबाट निस्किन अप्ठ्यारो हुँदैन कि क्या हो मलाई तर पनि चाहिने कुरा भन
1: अनि अप्ठ्यारो हुने काम किन गर्नु पर्छ तँलाई
0: हेँ गौरी बुझ्दै बुझ्दिनँ के मैले त्यत्रो भने होइन तँलाई अहिले हरिशको कुरा मान्नु बाहेक मसित अर्को कुनै विकल्पै छैन के
1: किन किन छैन
0: घरबाट खोजेको त्यो बुढो केटोसित बिहा गर्नु म
1: होइन मैले त्यस्तो भन्न खोजेको होइन के तर हरिसँग भाग्नु अघि एकपटक फेरि सोचेर मात्र हेर भनेको के
0: मैले सोचिनँ होला त घरमा सधैँ हेर्न मेरै कारण के हुन्छ तँलाई के थाहा
1: खै अब तेरो समस्या तँलाई जति राम्रोसँग त मलाई थाहा हुँदैन र पनि एकपटक सोचै कुसुम मलाई त खै कस्तो कस्तो लागिरहेछ
0: हेर गौरी मैले धेरै सोचेर नै यो निर्णय गरेको मलाई यो गाउँमा बस्न गाह्रो लाग्न थालिसक्यो हेर्न कस्तो उकुस मुकुस हुन्छ
1: अनि तेरो स्कुल छुट्दैन त
0: अनि हामी कहाँ सधैँ विलासनगरमा बस्ने भनेछौँ र अलि पछि त आइहाल्छौँ नि स्कुल त कहाँ छोड्छौँ अह
1: के थाहा अब गएपछि
0: आउँछु क्या ओइ गौरी यो टी सर्ट र प्यान्ट लाउनु पर्ला है स्कुलको ड्रेसमा त के जानु
1: हुन्छ ओइ तँलाई एउटा कुरा सोधौँ
0: के भन्न
1: हरिसँग भागेपछि तँलाई सबै ठिक हुन्छ जस्तो लाग्छ ओइ के भयो
0: खै सोचा त त्यस्तै हो ओइ मलाई सिक्दै त यस्तो खुला ठाउँमा त्यत्तिकै के लुगा फेर्नु
1: यस्तो सुन्दर ठाउँमा को आउँछ भने
0: ल आइहाल्यो भने अलि यता सर्त
1: ल ल छिटो गर
0: गौरी हरिशले मलाई एकदमै माया गर्छ आफूले माया गर्ने मान्छे जिन्दगी बिताउन सजिलो हुन्छ भन्दा रहेछन् है
1: माया के थाहा आफ्नो त्यस्तो कोही छैन
0: त कसैलाई आफ्नो नजिक पर्नै दिँदैछन् कस्तो थाहा हुन्छ त अरू भन्दा नि हरिशसँग सँगै बस्यौँ भने नि हामीले नराम्रो भन्ने मान्छेहरूको मुख थुनिन्छ कि बुझिस्
1: ए त्यसो भए त भन्नेको मुखहरू थुन्नलाई पो हरिशसँग जान लाग्यो कि
0: त्यति मात्रै होइन क्या लाठी उसले मलाई कति माया गर्छ अहिले त मेरो लागि जे पनि गर्न तयार हुन्छ भने भन् त उसले मलाई कति सुखमा राख्छ होला
1: खै होला त नि
0: मेरो सबै इच्छाहरू पुर्याइदिन्छ होला अस्ति हामीले हेरेर एउटा फिल्म थियो नि हो त्यस्तै क्या
1: अब काहीँ नपाएर फिल्म जस्तो पनि साँच्चीकै हुन्छ नि त
0: अनि नहुने भए देखाउँछ त
1: ए हो त्यसो भए त्यस्तै सिचुएसनमा फिल्ममा हिरो हिरोइनले दुःख पनि त पाउँछ नि त्यस्तै भयो भने
0: त्यस्तो त हुँदैन हरि चाहिँ मलाई दुःखमा राख्ला त
1: खै त्यो त उसलाई सोध्नुपर्छ हे लुगा फेरि सकिनुहोस् भने
0: भयो भयो भयो खै त हरिश आइपुगेन त ओए कति बज्यो
1: 7 बजी सक्यो त हरिश कुन बेला आउँछु भनेको छु
0: खै 6:30 बजे त आउँछु भन्थ्यो आउँदै होला
1: त्यो आउनु त आउँछ नि मलाई त्यसको विश्वासै लाग्दैन है
0: आउँछ ओए बरु कहाँ आइपुग्यो एकचोटि फोन गर त
1: ल हरिशको त फोनै अफ पो रहेछ
0: हो र
1: कुसुम त चाहिँ यहाँ कुरेर बसेकी छेस हरिश आउँदै आएन भने चाहिँ के गर्छस् त
2: रोपेको नफल तपाईँलाई कस्तो लागिरहेको छ नाटक सुनिसकेपछि आफूलाई लागेका कुराहरू हामीलाई भन्नुहोला नाटकमा सोधिने प्रश्नको सही उत्तर दिएर तपाईँ विजेता नि बन्न सक्नुहुन्छ रोपेगुना फलको अन्त्यमा सोधिने प्रश्नको जसले सही उत्तर दिन्छ त्यसमध्येबाट चारजना विजेता हुनुहुनेछ। विजेताले तत्कालै 200 रुपियाँको रिचार्ज कार्ड पाउनुहुनेछ भने हरेक हप्ताका विजेता मध्येबाट प्रत्येक 3 महिनामा एकजना सुपर विजेता घोषणा गरिनेछ। सुपर विजेताले स्मार्टफोन जित्न सक्नुहुनेछ। हरेक हप्ताका विजेता मध्येबाट नाटकको यो सिजनको अन्तिम अंकमा महाविजेता घोषणा गरिनेछ। महाविजेतालाई आकर्षक बम्पर पुरस्कार दिइनेछ।
3: गत हप्ता सोधेको प्रश्न थियो, स्थानीय तहको निर्वाचनमा निर्वाचित व्यक्तिलाई के भनेर बुझिन्छ? यसको सही उत्तर हो जनप्रतिनिधि। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत इलामबाट समीमा लिङदेन, दैलेखबाट टीका शाही, बैतडीबाट नरेन्द्र चन्द र दाङबाट शिभविक विजेता बन्नु भएको छ। प्रश्नको उत्तर दिने तपाईँहरू सबैजनालाई धन्यवाद र विजेता बन्नुहुने चारैजनालाई बधाई। हामी विजेताको मोबाइलमा रु 200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताको प्रश्न रहेको छ, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ? प्रश्न फेरि एकपटक, परिवार नियोजनको कुन अस्थायी साधनले यौन रोग लाग्नबाट पनि बचाउँछ?
4: नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटिसी प्रयोग गर्नुहुन्छ भने 1660134567 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9805075008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी एक स्पेस दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार शुरूमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।
5: आजी।

0: एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता इन्द्र सराखड्का।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा यहाँलाई स्वागत छ। नेपालीहरूको महान चाड विजयादशमी घर घरमा आइसकेको छ। यतिखेर हामी दशैंको माहौलमा छौं। तपाईँहरू जहाँ हुनुहुन्छ सबैलाई स्वस्थ रहनुहोस्, बडा दशैंको शुभकामना।

0: इन्टेरा फाउन्डेशनको प्रस्तुति नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार यही समयमा विभिन्न विषयमा छलफल गर्ने गर्दछौं। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन अब 51 दिन मात्र बाँकी छ। मंगसिर 4 गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव हुँदैछ। यति बेला राजनीतिक दलका नेता कार्यकर्तादेखि दौड़धूपमा छन्। नेपाल चौतारीमा हामी पनि निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं।
1: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np फेसबुक पेज एन्टेना FNबाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँगको सहकार्यमा तयार भएको हो। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका पनि कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यदि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचार लेख्न सक्नुहुन्छ।
0: नेपालमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र विशेष गरी यी तीन पार्टीले लामो समयदेखि देशको नेतृत्व गर्यो र अहिले पनि गरिरहेका छन्। तर नागरिक भने कता कता यी दलको नेतृत्व र नेताहरूले गर्ने व्यवहारबाट दिक्काइसकेका छन्। अब दल र व्यक्तिको विकल्प खोजिरहेका छन्। नागरिकको मनोविज्ञान बुझेर केही व्यक्तिले मुख्य गरी यिनै तीन पार्टीको विकल्प दिनुपर्छ भन्दै विभिन्न पार्टी दर्ता गराए, तर अहिलेसम्म वैकल्पिक शक्ति दरिलोका साथ उभिन सकेन। वैकल्पिक पार्टी भन्नेहरूको लिस्ट हेर्ने हो भने लामो छ। 2070को दशकको शुरूआतबाटै विभिन्न किसिमको राजनीतिक अभियान गर्दै आएको उज्जवल थापाको समूह विवेकशील नेपाली पार्टीको नाम दिँदै जनताको माझमा आयो। बीबीसी छोडेर रविन्द्र मिश्रले साझा पार्टी खोल्नुभयो तर जनताले पत्याएन। माओवादी छोडेर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी, त्यसै गरी उता मधेसमा सीके राउतले जनमत पार्टी पनि खोल्नुभयो तर कसैले पत्याएन। पछि बिस्तारै ती पार्टी एकअर्कामा गाभिँदै आउन थाले। विवेकशील नेपाली दल र साझा पार्टी बीच 2074 सालमा एकीकरण भई विवेकशील साझा पार्टी बन्यो। विवेकशील साझा पार्टीको नाममा आइसकेपछि कतिपय नागरिकले अबको विकल्प यही पार्टी हो भन्दै पत्याए पनि। पत्याएकै कारण कतिपय स्थानीय तहमा जित पनि हासिल गर्यो। तर पार्टीभित्रको आन्तरिक विवाद, गुट उपगुटले गर्दा यो पार्टी नागरिकको विकल्पमा पर्न भने सकेन। आज हामी मंगसिर 4 को निर्वाचनलाई केन्द्रित गर्दै जनताले पत्याउन नसकेको वैकल्पिक पार्टी कसरी जनतामा जान्छ र अबको चुनावमा के एजेण्डा छ भन्ने विषयमा आफूलाई वैकल्पिक शक्तिकै रूपमा प्रस्तुत गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटा हामीसँग हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौ। समीक्षाज्यू, यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
0: केमा व्यस्त हुनुहुन्छ आजभोलि?
2: आजभोलि यदि तपाईँले विवेकशील साझालाई नियालिरहनु भएको छ भने पछिल्ला घटनाक्रमहरू धेरै नै सतहमा आइराखेको छ र त्यसकै पार्टीलाई आन्तरिक रूपमा म्यानेज गर्ने, पार्टीलाई पोलिटिकल्ली कहाँ स्ट्यान्ड गराउने र यो परिस्थिति या यो घटनाक्रमबाट पनि विचलित नभइकन आम सदस्य, शुभेच्छुक र विवेकशील साझाका नेताहरूलाई हामी एकै ठाउँमा छौँ, फेरि ऊर्जावान भएर अगाडि बढ्छौँ भन्ने सन्देश दिने र सँगसँगै मंगसिर 4 को निर्वाचनमा निर्वाचन आयोगमा पुर्याउनु पर्ने प्राविधिक कुराहरूदेखि लिएर सबै कुरामा व्यस्त भइराखेको अवस्था छ।
0: मंगसिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि आउँदैछ, अब 51 दिन मात्र बाँकी छ। अबको चुनावमा कसरी जानुहुन्छ जनताको माझमा चाहिँ?
2: विवेकशील साझाले यसपटक, हामीले अनेस्टली भन्नुपर्दाखेरि विवेकशील साझा तराजु चुनाव चिन्ह लिएर मंगसिर 4 को प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा उपस्थित हुन्छ र हामीले यो बीचमा तपाईँले अघि इन्ट्रोडक्सन दिँदाखेरि पनि वैकल्पिक राजनीतिमा आएको संकटको बारेमा थोरै मेन्सन गर्नुभएको थियो र विवेकशील साझाले यो विगत सोह्र सत्र महिना जुन जटिलता भोग्यो त्यो भोगेपछि पनि अझै हामी पोलिटिक्समै छौँ, अझै सुशासनका कुरा गरिरहेछौँ, भ्रष्टाचार रहित समाजका कुरा गरिरहेछौँ, हामी अझै शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनु पर्यो, डेलिभरीका मुद्दा उठाइराखेका छौँ भनेर जनतामा एउटा विवेकशील साझा अझै छ भन्ने आशा जगाउने र त्यहाँबाट हामीले अर्को चाहिँ नागरिकलाई अझै पनि झकझक्याउन पुगेको छैन त्यो हिसाबले हामी अगाडि बढाएका छौँ र कस्तो हो भन्दाखेरि कहिले काहीँ आफूले नै यसलाई फर्केर रिफ्लेक्सन गर्दाखेरि सोह्र सत्र महिनासम्म चाहिँ वैचारिक विचलन भन्यो कोही अदालत कोही निर्वाचन आयोग कोही कहाँ कहाँ हुँदै गएर केही समूह अझ नयाँ अर्को दलमा प्रवेशसम्म आइपुग्दाखेरि धेरै जटिल अवस्था र घाउ बिहोरेको छ विवेकशील साझाले। यो घाउलाई पनि केही समय त हिल गर्ने टाइम चाहिन्छ। सो यो इलेक्सनलाई चाहिँ हामीले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छौँ र अब हामी फेरि एक ढिक्का भएर एक ठाउँमा आएर यसलाई नयाँ रूप नयाँ ऊर्जाका साथ चाहिँ मङ्सिर चार पछि पनि राजनीति हुन्छ भन्ने सन्देश दिन चाहन्छौँ।
0: वैकल्पिक अब नेपालको पहिलेदेखिका पुराना पार्टीको भन्दा पनि अब यसलाई विकल्पमा खोज्नुपर्छ भनेर वैकल्पिक पार्टीको रूपमा तपाईँले प्रस्तुत गर्नुभयो, तर आन्तरिक द्वन्द्वभित्रै आफ्नो पार्टीभित्रै एकीकरण गर्न नसक्नेहरूले जनताको माझमा चाहिँ होइन जनतालाई चाहिँ कसरी सेवा दिनुहुन्छ भनेर जनताले कसरी पत्याउने तपाईँहरूलाई?
2: यसलाई हामीले अलिकति कसरी बुझ्नुपर्छ भन्दाखेरि राजनीति नागरिकलाई सेवा दिनलाई नै गर्ने हो, नागरिककै मुद्दाहरू उठाएर गर्ने हो। तर राजनीतिक दलमा भएका व्यक्ति चाहिँ कहाँबाट आउने हो त भन्दाखेरि काहीँ अर्को ठाउँबाट या अर्को ग्रहबाट आउने होइन, यही समाजमा बसेका व्यक्तिहरू चाहिँ आउने हो। र कहिलेकाहीँ एउटा सिकाइ, यो म विवेकशील साझाको पाँच छ वर्षको सिकाइलाई एउटा ओपन युनिभर्सिटी किन भन्छु भन्दाखेरि हामीलाई के लाग्थ्यो भने राम्रो पेसा व्यवसाय गरेको व्यक्तिहरू, राम्रो प्रोफेसनल्सहरू एकै ठाउँमा आउँदा त एकदमै त्यहाँ वैचारिक विचलन पनि नहुने, त्यहाँ साना साना कुरामा त्यो मुद्दाको लागि झगडा नहुने, टुटफुट नहुने होला भनेको त यहाँ झन् धेरै चाहिँ यो सबैको विचार र यस्तो स्ट्रङ विचार आउने कि मैले भनेको विचार मात्र ठिक हो भन्यो भने हामी कुनै डिरेक्सनमा जान सक्दैनौँ। त्यो लेभलको जटिलता चाहिँ भोगेको हो र वैकल्पिकलाई नागरिकले पनि कसरी बुझिदिनु भएन भने यिनीहरू पनि यही समाजभित्र बसेका व्यक्तिहरू हुन् र समाजमा भएको र राजनैतिक दलमा हुने गरेको घटनाहरूले चाहिँ यसलाई प्रभाव पार्छ। राजनैतिक दलमा एउटा के हुन्छ भन्दाखेरि चुनाव आउने बेलामा ल यसको माहौल अब राम्रो आउँदैछ भनेपछि नेता कार्यकर्ता हुन्छ नि एउटा दलबाट अर्को दलमा जाने हामीले पुरानो दलमा देखिसकेका छौँ र नयाँ खोलिएको दलमा पनि त्यो सम्भावना र त्यो कुराहरू चाहिँ भइराखेको छ र यसलाई सहज रूपमा लिनुपर्छ र स्थिर भएर आफ्नो एउटा विचार बोकेर गइराख्यो भने नागरिकले पत्याउँछन् र एउटा सर्टेन टाइम आउँछ, हरेक चिजको हरेक दलको एउटा समय हुन्छ। तपाईँ जस्तो उतार चढावमा पनि स्थिर भएर त्यहाँ लागिराख्नु भयो भने गन्तव्यमा अवश्य पुगिन्छ। हो अहिले हामी मैले अघि भने नि हामीलाई धेरै घाउ चोट पटक लागेको छ, कहिलेकाहीँ त्यो हिलिङ पिरियड पनि चाहिन्छ र अहिलेको स्थितिलाई चाहिँ मैले त्यो हिलिङ पिरियडको रूपमा लिन चाहन्छु र यो वैचारिक विचलनमा हामी जहाँ जहाँ छुटेका साथीहरू छन् उहाँ साथीहरूलाई पनि अब फर्केर आएर एकजुट भएर हामी अगाडि बढौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ।
0: यहाँले सामाजिक सञ्जालमा एउटा फोटो पनि राख्नु भएको थियो, तपाईँले तराजु बीचमा राखेर होइन एउटा काँध तपाईँको र अर्को काँध चाहिँ रविन्द्र मिश्रको थियो, एउटा काँधले त साथ छोड्यो होइन, अब अध्यक्षको पार्टीको अध्यक्षको जिम्मेवारी पनि तपाईँले सम्हाल्नु भएको छ, चुनौतीहरू चाहिँ कतिको छ?
2: हजुर, त्यो फोटो इन्ट्रेस्टिङ छ। त्यो अलिकति मैले त्यो फोटोको बारेमा तपाईँले जुन भन्नुभयो त्यो फोटो 2074 सालको हामी संघीय चुनावमा जाँदै गर्दाको बेलाको हो होइन, र त्यो फोटो त्यो हिसाबले खिचेको पनि थिएन। म प्रदेश सभाको उम्मेद्वार थिएँ, उहाँ सङ्घको हुनुहुन्थ्यो, तर हिजो त्यो एउटा मिनिङफुल फोटोको रूपमा चाहिँ मैले त्यसलाई प्रस्तुत गरेँ। र कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि हामीलाई हेर्ने दृष्टिकोण या त हामीले

0: आइडिया फ्लोट गर्नुभयो, त्यो आइडियामा हामी एकमुष्ट भएर सबैजना अगाडि बढ्यौँ। अबको जिम्मेवारी कस्तो छ भन्दाखेरि, उहाँले नै छोडिसक्दाखेरि पनि यो पार्टी भनेर विवेकशील साझा, यो फोरम, तराजु भनेर बस्ने साथीहरू धेरै हुनुहुन्छ, र हामी कलेक्टिभली के का लागि जन्मेका थियौँ, बीचमा हामीले के गर्यौँ र त्यसले गर्दा हामीलाई कस्तो नेगेटिभ असर पर्यो, यो सबै हामीले भोगिसकेका छौँ। र यो सबै भोगिसकेपछि पनि हामी एक ठाउँमा आएर अब राम्रो रिजल्टको लागि काम गर्न सकेनौँ भने चाहिँ हाम्रो गल्ती हुन्छ। तर हामी साथीभाइहरू कुरा गर्दाखेरि सबैजनामा त्यो एउटा हुन्छ नि समीक्षा चाहिँ भइसकेको छ, र हामीले यहाँनिर चुक्यौँ, अब हामीले भोलिको दिनमा यहाँनिर हामी चुक्नु हुँदैन। सायद त्यो विचारमा क्लियरिटी ल्याउनु पर्थ्यो होला पहिले, त्यसमा साङ्गठनिक रूपमा हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा केही विचारहरूमा विमति हुँदैमा, सामाजिक सञ्जाल लगायत मिडियामा छताछुल्लो पार्नु हुँदैन, त्यो आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हुने रहेछ, यी सबै लर्निङ प्रोसेस भयो। र अहिलेको स्थितिमा मलाई खुसी चाहिँ किन लाग्छ भन्दाखेरि, विवेकशील साझाले 5 वर्ष जुन यो प्लेटफर्म बनायो, यो प्लेटफर्ममा पोलिटिकल पार्टी वाइज विवेकशील साझा केही होइन भन्दै गर्दा पनि भनिएका ठुला दलहरूले पनि यहाँका नेताहरूलाई चाहिँ तछाड मछाड गरेर हाम्रो पार्टीमा आइदिनु पर्यो, उम्मेद्वार बनिदिनु पर्यो भनेर लिइराख्नु भएको छ। भनेको यो पनि एउटा पोजिटिभ साइड हो कि, उहाँहरूलाई कोही व्यक्ति नै देख्नुहुन्न, यताउता गर्यो विवेकशील साझाकै नेताहरू मात्र देख्नुहुन्छ भनेपछि त्यो पनि हाम्रो चाहिँ एउटा यो अभियानलाई जिउँदो बनाइराख्ने, उहाँहरू जुनै ठाउँमा भए पनि काम त फेरि देशकै लागि गर्नुहुन्छ नि। र यति चाहिँ म कन्फिडेन्टली के भन्न चाहन्छु भन्दाखेरि, केही साथीहरू अन्य दलमा जानुभयो, उहाँहरू त्यो दलमा गएर पनि हामीले बोकेका मुद्दा नै उठाउनुहुन्छ, त्यही मुद्दालाई प्रमुख भनेर उहाँहरूले वकालत गर्नुहुन्छ, भनेपछि हाम्रो शक्ति चाहिँ अझ ठुलो हुँदैछ, त्यो छरिएर अन्य दलमा पनि जाँदैछ भनेपछि यसलाई चाहिँ खुसीको रूपमै मैले लिइराखेको छु। चुनौती चाहिँ धेरै नै छ, यो 15-16 महिना बेसिकली हामी वैचारिक विमति र केही काम नगर्दा पनि विवेकशील साझा भनेर बस्ने साथीहरू सबैजनालाई एक ठाउँमा ल्याउनु पर्नेछ, अझै केही साथीहरू उता अर्को दलमा जाने क्रम छ, उहाँहरूले 10 दिनभित्रमा अझ समायोजन गर्ने के भन्नुभएको छ, त्यो हिसाबले चुनौती ठुलो छ, तर त्यो चुनौतीलाई चाहिँ ह्यान्डल गर्न सकिन्छ र फेरि यसलाई नयाँ तरिकाबाट उठाउन सकिन्छ भन्ने ऊर्जा चाहिँ छ।
1: हजुर, भारतमा केजरीवालको पार्टी आम आदमीलाई देखेर नेपालमा पनि वैकल्पिक शक्तिको स्थापना भएको हो भन्ने पनि सुनिन्छ। भारतको कुरा हेर्दा, भारतमा हेर्दा अब यो आम आदमी पार्टीले दिल्लीमा मात्र होइन पंजाबमा पनि आफ्नो ढोका खुलिसक्यो, होइन सबैतिर फैलियो। नेपालमा भने वैकल्पिक पार्टी पनि खिँदै गएको छ। अब यो चुनावमा चाहिँ तपाईँहरूले कसरी वैकल्पिक रूपमा शक्तिको रूपमा आउने योजना बनाउनु भएको छ?
0: सो भारतको एक्जाम्पलमा एउटा के राम्रो पार्ट भइदियो भन्दाखेरि, डेलिभरी गर्ने ठाउँमा उहाँ पुग्नु हो। डेलिभरी गर्ने ठाउँमा पुगेपछि चाहिँ के हुन्छ भन्दाखेरि, मैले गर्न खोजेको कामहरू यस्तो यस्तो तरिकाले, या हामी नेतृत्वमा आयो भने हामीले गर्न खोजेको काम चाहिँ यो हो भनेर उहाँले देखाउने मौका पाउनुभयो। त्यो देखाएको आधारमा त्यसले चाहिँ प्रभाव पार्दै गएर अहिले आएर पन्जाबमा पनि उहाँहरू जित्न सफल हुनुभयो। अब विवेकशील साझाको लागि एउटा नराम्रो झट्का चाहिँ के भयो भन्दाखेरि, 74 सालको स्थानीय चुनावमा हामी एकै ठाउँ आएर, विवेकशील र साझा एकै ठाउँ आएर कलेक्टिभ उम्मेद्वार दिन नसक्नु एउटा हाम्रो लागि घात भयो, त्यसले मत बाँड्यो, रिजल्ट निकाल्न सकेन, वैकल्पिक राजनीतिको फाउन्डेसन चाहिँ क्रिएट गर्यो। त्यस्तै गरेर संघीय र प्रदेशमा पनि हामीले भने जस्तो रिजल्ट निकाल्न नसक्नु र राष्ट्रिय पार्टी बन्न नसक्नुले चाहिँ हामीलाई पनि धेरै असर गर्यो। र त्यस पछाडि हामीले जुन साङ्गठनिक रूपमा अगाडि बढाउनु पर्थ्यो पार्टीलाई, त्यसरी नबढाएर विभिन्न कुराहरूमा अल्झ्यौँ, र पहिलो फुट, दोस्रो फुट, जुट, यो कुराहरूमा अल्झिँदाखेरि चाहिँ एउटा विवेकशील साझा पार्टीले पनि पुरानै दल जस्तो भयो, यिनीहरू पनि जुट फुटमा अल्झिए भन्ने म्यासेज गयो नागरिकमा। तर अस्तिको स्थानीय चुनावलाई हेर्दाखेरि, यद्यपि मत राम्रो आएन, तर नागरिकले एउटा के भन्नुभयो भन्दाखेरि, तपाईँहरूलाई हामीले हेरेर राखेको थियौँ, तर तपाईँहरूले बीचमा जे गर्नुभयो त्यो कारणले गर्दा तपाईँहरूबाट पनि हाम्रो विश्वास उठेको हो, फेरि पनि तपाईँहरू एक ठाउँमा आएर एउटा राम्रो म्यासेज दिनुभयो, जुन हामी एक ढिक्का भएर अगाडि बढ्छौँ, अब टुटफुटबाट सिकेर, यो 5 वर्षको भोगाईबाट सिकेर यसलाई नयाँ तरिकाबाट उठाउन चाहन्छौँ भन्यो भने चाहिँ तपाईँहरूलाई हामी हेरिराखेका छौँ। र यसले एउटा 5 वर्षमा सबैभन्दा ठुलो उपलब्धि हासिल गरेको चाहिँ के हो भन्दा, युवा पुस्ता महिलाहरूलाई राजनीतिमा आउनु

0: पोलिटिक्स इज अ डर्टी गेम भनेर त्यो ढोका बाहिर पोखरी बाहिर राख्ने जुन थियो त्योबाट चाहिँ मुक्त भएर अब युवाहरू आफै नै पोलिटिक्समा आउनुपर्छ भनेर स्वतन्त्र उम्मेदवारीहरू पनि दिइरहनु भएको छ. स्थानीयमा न्यून प्रतिशत भए पनि त्यसले एउटा ठाउँमा पुर्यायो र ठाउँमा पुगेपछि उहाँहरूलाई काम गर्न पनि सहज भयो भनेपछि वातावरण बन्दैछ, त्यहाँनिर उर्वर भूमि पनि छ. हामीले अलि यसलाई एड्रेस गर्ने हिसाबले कलेक्टिभली काम गर्नुपर्नेछ र पाँच वर्षमा सिकेका गल्तीहरू र पाठहरूबाट चाहिँ सिकेर अझ अगाडि बढ्नुपर्छ. र यसपटक चुनावमा भनौँ न आउँदै गरेको मङ्सिर चारमा हामीले उपस्थिति जनाउने हो र उपस्थिति जनाउँदै गर्दा नागरिकलाई केमा झकझकाउने हो भन्दाखेरि दशकौंदेखि तपाईँ तपाईँका नेतालाई गाली गर्नुहुन्छ तर भोट हाल्ने बेलामा फेरि त्यही नेतामा जानुहुन्छ भने तपाईँमा पनि समस्या छ. हामीले त्यो त्यो वातावरणबाट पनि मुक्त हुनु पर्यो. नागरिकलाई नेताहरूले हरेक इलेक्सनमा चाहिँ ढाँटी राखेको छन् कहिलेसम्म हामी ठगी राख्ने र एजेन्डा हेरेर राम्रो व्यक्ति छ भने यो दलको भन्नु परेन, राम्रो व्यक्ति संसदमा पुगेर राम्रो नीति नियम बनाउन सक्छ भने त्यहाँनिर काम गरौं भन्ने किसिमको माहौल र युवाहरूलाई राजनीतिमा आउने माहौल चाहिँ विवेकशील साझाले बनाउँदैछ.
1: हजुर, यहाँले पनि स्थानीय तहको चुनावमा होइन काठमाडौँबाट नै उम्मेद्वार दिनुभएको थियो, पराजय भोग्नु पर्यो. यहाँले स्वतन्त्र उम्मेद्वारको कुरा पनि गर्नुभयो होइन, अहिले स्वतन्त्रहरू पनि आउँदैछन् धमाधम. यो स्वतन्त्रले पनि तपाईँको वैकल्पिक पार्टीलाई चुनौती थपेको हो?
0: होइन, यसले वैकल्पिक पार्टीलाई चुनौती थपेको भन्दा पनि वैकल्पिक पार्टीको आवश्यकता चाहिँ अझ बढी यसले पुष्टि गर्छ. किनभने नागरिकहरू स्वतन्त्र रूपमा उम्मेद्वार हुन चाहन्छन् अनि उम्मेद्वार भएर राजनीतिमा इन्ट्रेस्ट राख्नेको जमात बढेको छ र प्रोफेसनल व्यक्तित्वहरू जो चाहिँ म मेरो प्रोफेसनमै रमाउँछु राजनीति मेरो लागि होइन भन्ने व्यक्तिहरू पनि राजनीतिमा आएर अब चाहिँ हामी यहाँ काम गर्नुपर्छ भनेर उहाँहरूको त्यो एक्सपर्टिजलाई राजनीतिमा मिसाउन चाहनुहुन्छ होइन. र स्वतन्त्र एक दुई ठाउँमा आएर काम गर्दै गर्दाखेरि एउटा लहर चाहिँ अहिले चलेको छ, स्वतन्त्र भयो भने जितिन्छ कि भन्ने. तर दुर्भाग्य कहाँनिर भयो भन्नुहुन्छ भने एउटा स्वतन्त्र उम्मेद्वारले अर्को स्वतन्त्र उम्मेद्वारलाई इन्डोर्स गर्न नसक्नु भनिएका नयाँ खुलेका वैकल्पिक राजनीति गर्छु भन्ने दलहरूले पनि एकै ठाउँमा आएर राम्रो एउटा कलेक्टिभ उम्मेद्वार उठाउन नसक्नु चाहिँ हाम्रो लागि दुर्भाग्य हो. किन भन्नुहुन्छ भन्दा एउटै ठाउँमा स्वतन्त्र अर्कोको पनि स्वतन्त्र अर्कोको पनि स्वतन्त्र गरेर तीनवटा राम्रा उम्मेद्वार भिड्दै गर्दाखेरि जित्ने भनेको चाहिँ पुरानै दलले हो र यो मिस्टेक हामीले 74 सालमै भोगिसकेको छौँ. आउनु सहकार्य गरौँ भन्दाखेरि पनि अहिले यो स्वतन्त्रको लहरमा सबैजना चाहिँ हुन्छ नि 74 सालमा विवेकशील साझा जुन हाइटमा थियो त्यही हाइटमा बस्न चाहनुहुन्छ. तर मङ्सिर चार पछिको पनि राजनीति हेर्ने हो भने त्यो सबै स्वतन्त्र उम्मेद्वारहरूलाई एउटा राजनीति गर्छु भन्ने प्लेटफर्म त चाहियो र उहाँहरू अन्य दलमा भनिएका ठुला दलहरूमा उहाँहरू गएर त्यो पुरानो राजनीति गर्न सक्नुहुन्न. सो उहाँहरूलाई उपयुक्त प्लेटफर्म चाहिँ हामीले बनाइदिइराखेका छौँ र भोलि मङ्सिर चार पछि उहाँहरू सबैजनासित सहकार्य गरेर एउटा दरिलो वैकल्पिक राजनीति या नयाँ तेस्रो पोल तेस्रो ध्रुव चाहिँ निर्माण हुन्छ भन्ने लाग्छ मलाई.
1: हजुर, तपाईँ अहिले विविध विचारको मदानी नेपाल चौतारी सुनिरहनु भएको छ. यो कार्यक्रम अहिले एन्टेना फाउन्डेशन नेपालको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ भने देशभरका विभिन्न रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ.
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ. नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ. हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008. यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन. साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ.
1: नेपाल चौतारीमा हामी अबको चुनावमा वैकल्पिक शक्ति भन्ने विषयमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटासँग कुराकानी गरिरहेका छौं. तपाईँका पनि आफ्ना केही उहाँसँग प्रश्न र जिज्ञासा छन् भने फोन गर्न सक्नुहुनेछ. अब हामी भने केही सहभागीको प्रश्न र गुनासो सुन्ने गर्छौं र यतिखेर बर्दियाबाट बहादुर पुलामी हुनुहुन्छ। हेलो रामजी।
3: हजुर नमस्कार।
1: नमस्कार, यहाँको प्रश्न अथवा जिज्ञासा के छ?
3: मेरो चाहिँ अतिथिज्यूलाई पनि नमस्कार, हाम्रो समीक्षा दिदी हुनुहुन्छ होइन, उहाँलाई नमस्कार है।
0: नमस्ते।
3: हेलो।
1: हजुर हजुर, प्रश्न राख्नु न, राख्नु, सुनिराख्नु भएको छ उहाँले।
3: मेरो चाहिँ प्रश्न के रहेको छ भने, तपाईँहरू यदि अहिले विवेकशील साझा पार्टी भनेर चाहिँ उ गर्नुभएको छ होइन, तपाईँको चाहिँ मैले काठमाडौँमा उम्मेदवार पनि सुनेको थिएँ, मेयरको उम्मेदवार, तर उहाँको चाहिँ पराजय हुनुभयो, तर अहिले संसदमा पनि अब तपाईँहरू प्रवेश गर्दै हुनुहुन्छ। यदि तपाईँहरू संसदमा प्रवेश गर्दै रहँदा मेरो चाहिँ प्रश्न के रहेको छ भने, अपाङ्गता भएका व्यक्तिहरूको लागि तपाईँहरूले कस्तो कस्तो कानुनहरू बनाउनुहुन्छ, मेरो एउटा प्रश्न भयो। र अर्को प्रश्न, तपाईँको यो विवेकशील साझा पार्टीमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सदस्यमा भिड्नको लागि कोटाहरू छन् कि छैनन्, मेरो एउटा यो प्रश्न भयो। र अर्को कुरो, तपाईँहरू सत्तामा रहनुभयो भने जुन हामीले जुन खाइपी आएको सामाजिक सुरक्षा भत्तालाई तपाईँहरूले कसरी पुनर्वस्थामा लैजानुहुन्छ, मेरो चाहिँ प्रश्न यही हो। धन्यवाद।
1: हुन्छ, धन्यवाद। हामी उहाँको जिज्ञासाको जवाफ एकछिनमै राख्नेछौ। यतिखेर चितवनबाट हुनुहुन्छ तिलक अधिकारी। हेलो। त्यसै गरी उहाँसँगको सम्पर्क विच्छेद भएको छ। बागलुङबाट हुनुहुन्छ अनमोल खत्री। हेलो, नमस्कार अनमोलजी। हेलो हेलो, उहाँसँग पनि कुराकानी हुन सकेन, हामी प्रश्नको जवाफ लिइहालौं। समीक्षाजी, अहिले हामीलाई बर्दियाबाट रामबहादुरले सोध्नु भएको थियो, अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ तपाईँहरूले कसरी हेर्नुहुन्छ भनेर, के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा, यहाँलाई म जानकारी दिउँ, विवेकशील साझा पार्टी एउटा यस्तो पार्टी हो जहाँ हाम्रो अपाङ्गता भएको व्यक्तिहरू पनि सेन्ट्रल कमिटी मेम्बरमा हुनुहुन्थ्यो होइन, हुनुहुन्छ। र विवेकशील साझाको हाम्रो अफिस आफैमा पनि अपाङ्गता मैत्री छ, भनेको हाम्रा कुनै पनि सरकारी अफिसहरूदेखि लिएर केही पनि अपाङ्गता मैत्री हुँदैन। यो हामीलाई रियलाइज चाहिँ कतिखेर हुन्छ भन्दा, कोही हाम्रो घरमा अपाङ्गता भएको व्यक्ति भयो भने मात्र रियलाइज हुन्छ, नत्र भने हामीले त्यो गर्न सकिरहेको स्थिति छैन। र हामी सरकारमा पुग्दाखेरि अपाङ्गता भएको व्यक्तिलाई पनि सहज हिसाबले बाटोमा आवत जावत गर्न र सरकारी कार्यालयहरूमा के गर्दा उहाँहरूलाई सहज ढङ्गले त्यो सरकारी सेवा लिन चाहिँ सजिलो हुन्छ, त्यसका लागि पनि हामी काम गर्छौँ। र अपाङ्गता मैत्री हाम्रा भवनहरू बन्नुपर्ने हुन्छ, विशेष गरी सरकारी भवनहरू अपाङ्गता मैत्री सार्वजनिक यातायात हुनुपर्ने हुन्छ। यदि अहिले अपाङ्गता भएको व्यक्तिले सार्वजनिक यातायात गर्नु पर्यो भने एकदमै कष्टकर छ, त्यसलाई हामीले सहज ढङ्गबाट चाहिँ त्यस्ता कुराहरूलाई चिर्न सक्छौँ। र अपाङ्गता भएको व्यक्तिहरूलाई हामीले नर्मल व्यक्ति जस्तै, सपाङ्ग जस्तै हामीले उहाँहरूलाई विभिन्न ठाउँमा चाहिँ कसरी सहज हुन्छ उहाँहरूको जीवन, के गर्दाखेरि के नीति ल्याउँदाखेरि, त्यो हामीले स्टडी गरेर हामी त्यसमा काम गर्छौँ। र अर्को, यहाँले जुन सामाजिक सुरक्षा भत्ता लगायत अन्य कुराहरू जोड्नु भएको थियो, त्यसमा के हो भने विवेकशील साझाले उठाउँदै आएको नै लोक कल्याणकारी राज्यको कुरा हो। हामीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ भन्दै गर्दाखेरि, अहिले हाम्रो शिक्षा एकदमै महँगो भएको छ, खर्चिलो पनि भएको छ, र व्यवहारिक शिक्षा पनि छैन। र स्वास्थ्यको कुरा गर्नुहुन्छ भने, स्वास्थ्य चाहिँ अहिले पैसा भयो भने मैले स्वास्थ्य सेवा लिन सक्छु, पैसा भएन भने चाहिँ म मर्नुपर्ने स्थिति पनि छ। यस्तो स्थितिलाई चिर्नको लागि हामीले लोक कल्याणकारी राज्यका कुरा गरेका छौँ, र सार्वजनिक यातायात, शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ, यो सुलभ हुनुपर्छ भन्ने कुराहरू चाहिँ गरेका छौँ। त्यति भन्दै गर्दाखेरि फेरि बिजनेस गर्ने व्यक्तिहरूलाई चाहिँ एकदमै कुण्ठित गरेर उहाँहरूलाई ट्याक्स मात्र लगाउने होइन, उहाँहरूलाई पनि राम्रोसँग बिजनेस गर्न दिने, र त्यो अर्को जुन वर्ग छ उहाँहरूलाई पनि समावेश गरेर, उहाँहरूले अहिलेसम्म हामीले ट्याक्स तिरिरहेछौँ, तर ट्याक्स तिरेको कुरा चाहिँ मेरो लागि के बेनिफिट भयो भनेर मैले एज अ व्यक्तिगत रूपमा सोच्ने हो भने, त्यो ट्याक्सले मलाई के पनि बेनिफिट गरिराखेको छैन, सबैभन्दा धेरै चाहिँ नेताहरूलाई मात्र बेनिफिट गरेको छ। भनेपछि हाम्रा नीति नियम हामी सरकारमा पुग्दा बन्ने नागरिक केन्द्रित हुन्छन्, र नागरिक केन्द्रित, महिला केन्द्रित, युवा केन्द्रित, अपाङ्गता केन्द्रित, यस्ता सबै विषयहरूलाई चाहिँ हामीले उठान गरेर त्यसको त्यो तहमा एक्सपर्टहरूसित बसेर नीति नियमहरू चाहिँ निर्माण गर्छौँ।
1: हजुर, फेरि हाम्रो टेलिफोन सम्पर्कमा चितवनबाट तिलक अधिकारी हुनुहुन्छ। हेलो तिलकजी, नमस्कार।
4: हजुर नमस्कार,
1: यहाँको प्रश्न के छ अतिथिलाई?
4: अब यहाँ मेरो प्रश्न त खास छ, अब तपाईँहरूले अब जति पनि जुनसुकै पार्टीको भए पनि तपाईँहरूको एजेन्डा त्यो सपनाहरू मात्रै हुने हो कि यथार्थ नै हुने हो, त्यो परिसम हदसम्म त्यो एजेन्डाहरू तपाईँहरूले पूर्ण रूपले पालना गर्न सक्नुहुन्छ।
1: हुन्छ, धन्यवाद। हजुर, उहाँको जवाफ।
0: हजुर, हाम्रो एजेन्डा तबसम्म सपना मात्र हुन्छ जब नागरिकले भोट गरेर विवेकशील साझालाई त्यो बिन्दुमा या त्यो ठाउँमा पुर्याउँदैन तबसम्म सपनै मात्र हुन्छ। किन भन्नुहुन्छ भने एजेन्डा लागू गर्न, एजेन्डा बोल्न, एजेन्डा झकझक्याउन, त्यस्ता किसिमका नीति नियम बनाउनको लागि तपाईँ ठाउँमा पुग्नुपर्ने हुन्छ। नीति नियम बनाउने ठाउँमा चाहिँ तपाईँले भ्रष्टाचारी गुण्डा नेतालाई र यो दलीय भागभण्डामा मुसिएका नेताहरूलाई मात्र पठाउने हो भने उहाँहरूले उहाँहरूको स्वार्थ पूर्ति गर्नका लागि मात्र के अरे नीति नियमहरू बनाउनुहुन्छ। नत्र भने एजेन्डा वाइज त कङ्ग्रेस कम्युनिस्टको एजेन्डा वाइज त के पनि समस्या छैन नि। समाजवाद भनेको छ होइन, प्रजातन्त्र लोकतन्त्र भनेको छ, नागरिकलाई हामी यहाँ पुर्याउँछौँ भनेको छ। त्यही एजेन्डा लिएर हरेकचोटि आउँदै हुनुहुन्छ नागरिक माझमा, र नागरिकले हरेकचोटि उहाँहरूलाई नै चुनेर पठाउँछ। उहाँहरूले फेरि संसदमा गएर ठग्नुहुन्छ। नागरिकता जस्तो विधेयकमा उहाँहरू स्पष्ट भएर आउनुहुन्न। एमसिसी जस्तो चिजलाई पारित गर्नुहुन्छ, नागरिकले नगर भन्दा भन्दै पनि उहाँहरू त्यस्ता चिजहरूमा खेल्नुहुन्छ। अनि फेरि हामी उहाँहरूलाई नै भोट दिन्छौँ, अनि विवेकशील साझा चाहिँ बाहिर बसेर यही मुद्दाहरू उठाइराखेको हुन्छ तबसम्म जबसम्म नागरिकले बताएर नीति निर्माण गर्ने ठाउँमा पुग्दैन। र यहाँहरूले देखेको सपना र विवेकशील साझाले देखेको सपनालाई, यो एजेन्डालाई सपना भन्दा विपनामा लग्ने हो भने चाहिँ हामीले भोट गर्ने बेलामा तराजु पनि सम्झिनु पर्यो। नत्र भने त हामीले एजेन्डा चाहिँ बोलिराखेका छौँ, एजेन्डाको लागि वकालत पनि गर्छौँ, तर हामी त्यो नीति निर्माण गर्ने ठाउँमा चाहिँ पुग्न सक्दैनौँ।
1: हजुर, यहाँले एजेन्डाको कुराकानी गरिराख्दा विश्लेषकहरूले चाहिँ के भनिराख्नु भएको छ भने अहिलेका जुन विकल्पमा हामी वैकल्पिक हुँ भनेर आएका पार्टीहरूमा चाहिँ एजेन्डा पनि त्यति राम्रो छैन, आफै के एजेन्डा हो भन्ने स्पष्ट छैन, अलमलमा परिरहेका छन्, त्यसैले पनि वैकल्पिक शक्ति माथि आउन नसकेको हो भनेर विश्लेषण गर्नुहुन्छ। तपाईँहरूको खासमा एजेन्डाहरू चाहिँ के हो?
0: यसलाई हामीले मूलभूत रूपमा के भन्यौँ भन्दाखेरि विवेकशील साझा जब 74 सालमा जन्म भयो, यो व्यवस्था होइन अवस्था परिवर्तन गर्ने भनेर अगाडि बढेको हो होइन। र कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने स्ट्रङ एजेन्डा ल्यायो भने पनि फेरि यिनीहरू चाहिँ संविधानले प्राप्त गरेको, यत्रो जनआन्दोलनले प्राप्त गरेको चिजलाई गिजोल्न लाग्यो भनेर रविन्द्र मिश्रले एजेन्डै ल्याउँछु भनेर एजेन्डा परिवर्तन गर्दा त फेरि त्यो लेभलको कुराहरू त आयो नि। अनि तपाईँ हामी विवेकशील साझा एज अ टिम चाहिँ त्यो एजेन्डामा अब छोडिदिउँ, संविधानले प्राप्त गरेका उपलब्धिहरूलाई चाहिँ अझ परिष्कृत गर्दै हामी अगाडि बढौँ। त्यहाँनिर प्राप्त गरेका उपलब्धि नै सबै कुरा होइन, तर त्यहाँबाट अगाडि बढ्ने एउटा बिन्दु हो, त्यसलाई लागू गरेर त्यसमा भएका कमी कमजोरीलाई सुधारेर अगाडि बढ्छौँ भन्दा तपाईँहरूसित एजेन्डा छैन भन्नुहुन्छ। शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ र शिक्षा र स्वास्थ्यमा हामीले लगानी गर्नुपर्छ भनेको यो एजेन्डै हो के? किन भन्नुहुन्छ भने अहिले हाम्रो अस्तिमा पनि भर्खरै प्लस टूको रिजल्ट जुन सार्वजनिक भयो त्यसले त हाम्रो युवा पुस्ताहरूको शैक्षिक गुणस्तर कतातिर जाँदैछ भनेर देखाउँछ। र त्यो युवा भनेको भोलि हाम्रो देशलाई नेतृत्व गर्ने युवा वर्ग हो, अनि त्यो वर्गलाई हामीले एड्रेस नगरेर हुन्छ, अनि शिक्षा चाहिँ एजेन्डा हुँदैन। स्वास्थ्य, हाम्रो नागरिकको आम नागरिकको स्वास्थ्यमा यसरी खेलवाड गरेर स्वास्थ्यका मुद्दा उठाउँदाखेरि स्वास्थ्यको पनि एजेन्डा हुन्छ। हो, नेताहरू गएर सिङ्गापुरमा उपचार गर्नुहुन्छ, उहाँहरूको लागि नहुन सक्छ, तर अहिले पनि आधा सुत्केरी गराउँदै गर्दा डोकोमा बसेर अस्पतालको सेवा प्राप्त नगर्ने महिलाहरूलाई या त नगर्ने नागरिकहरूलाई सोध्ने हो भने उहाँहरूको लागि एजेन्डा भनेको स्वास्थ्यकै एजेन्डा हो। सार्वजनिक यातायातमा व्यस्तता यति धेरै छ र अहिले हामी सुलभ सार्वजनिक यातायात प्राप्त गर्न सक्दैनौँ, अनि सार्वजनिक यातायातमा लगानी गर्नुपर्छ, पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ, यी जहाँनिर सम्भावना छ त्यहाँनिर लगानी गर्नुपर्छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउनुपर्छ। र लोक कल्याणकारी राज्यको अवधारणालाई अगाडि सार्दै गर्दाखेरि नागरिकलाई पनि कसरी सुखी बनाउने, खुसी बनाउने, र नागरिकले चाहेको न्यूनतम बेसिक कुराहरू कसरी दिने भन्ने कुरामा हामीले फोकस गर्दा तिमीहरूको एजेन्डा भएन भन्छ। अब संविधानले प्राप्त गरेका कुराहरूको अगेन्स्टमा बोल्यो, यो त संविधानले बोलिसकेकोमा अझ तिमीहरू फेरि यहाँनेरि फेरि विवाद निकाल्ने भन्ने कुराहरू छ। त्यही भएर विवेकशील साझाले उठाएका यी यावत एजेन्डाहरू चाहिँ आजको आवश्यकता हो। यदि हामी डेलिभरी साँच्चै भन्नुहुन्छ भने हाम्रो नीति नियम जे जे बनेका छन् त्यसमा थोरै सुधार गर्नुपर्ने होला, तर ती नियमलाई एउटा सही हिसाबले हामीले इम्प्लिमेन्ट मात्र गर्ने हो, कार्यान्वयन मात्र गर्ने हो भने पनि हामी यहाँभन्दा अझै अगाडि बढ्न सक्छौँ। तर हामी त्यो कार्यान्वयन किन गर्न चाहँदैनौँ भन्दा हामी नीति निर्माण नै कोही व्यक्तिको या कोही समूहको लागि बनाउँछौँ, हरेक व्यक्तिलाई या त रोजगारी सृजना गर्ने नीति नियम बनाउँदैनौँ कि नेपालबाट हामी युवालाई चाहिँ विदेश पलायन हुने र रेमिटेन्सको आधारमा मात्र देशमा बस्ने स्थिति बनाउँछौँ। कहिलेसम्म हामी युवा र नेपालका युवाहरू बेचेर उनीहरूको सपना बेचेर देश धान्ने, यहीँनेरि हामीले स्वरोजगारका कार्यक्रमहरू किन ल्याउन सक्दैनौँ? पर्यटनमा यति धेरै सम्भावना छ, पर्यटन क्षेत्रमा हामी किन लगानी गर्न चाहँदैनौँ? अहिले नयाँ नयाँ अन्टरप्रेनरहरू खुलिराखेका छन्, अन्टरप्रेनरसिपको कन्सेप्ट आइराखेको छ, स्टार्टअपहरू आइराखेको छ, आइटी कम्पनीहरू चाहिँ वर्ल्ड वाइड तपाईँ जहाँ बसे पनि नेपालमा आउटसोर्स गर्ने, नेपालका जनशक्तिहरू विदेशमा बिकिरहेछन्, तर हामी हाम्रो जनशक्तिलाई प्रयोग गर्न सकिराखेका छैनौँ। हाम्रो वैदेशिक लगानीको कुरा गरिन्छ तर वैदेशिक लगानीमा आउनलाई यति धेरै हर्डल्सहरू प्राप्त पार गर्नुपर्छ कि कोही पनि विदेशी लगानी गर्न सक्दैन। हामीले आइटी पार्क बनाउँछौँ तर त्यो आइटी पार्कलाई राम्रोसँग कन्सेप्ट वाइज हामीले ट्याक्स क्रेडिट दिएर विभिन्न कुराहरूमा छुट दिने हो भने यहाँ आइटीमै सम्भावना छ, यहाँ टुरिज्ममै सम्भावना छ, यहाँ जल विद्युतमै सम्भावना छ। तर हामी सबैजना टुक्रे टुक्रे कार्यक्रमहरूमा फोकस गर्छौँ, नीतिगत रूपमा एउटा सिङ्गो कार्यक्रम र देशलाई रूपान्तरण हुने कार्यक्रममा फोकस नगर्दाखेरि चाहिँ यो स्थिति भएको। अब अझै पनि अब विभिन्न एजेन्डा मात्र उठाएर अनि फेरि नागरिकलाई चाहिँ फेरि आन्दोलन उन्मुख लग्ने कि अब जे जस्तो व्यवस्था भए पनि ठिकै छ, अब हामी अवस्था परिवर्तनको लागि काम गरौँ भन्ने हो? यो अवस्था परिवर्तन डेलिभरीका कुराहरू, मुद्दाहरू र हामीलाई हरेक दिन काम गर्दा चाहिने बेसिक आम नागरिक 3 करोड नेपाली जनताले, नेपाली नागरिकले बुझ्ने सामान्य कुरा चाहिँ हाम्रा एजेन्डा हुन्।
1: हजुर, यतिखेर कोही श्रोता फेरि आउनु भएको छ अछामबाट, उषा ढुङ्गाना। हेलो उषाजी।
5: हजुर नमस्कार। नमस्कार।
1: हजुर यहाँको प्रश्न।
5: हजुर मेरो प्रश्न चाहिँ यस प्रकार छ, विवेकशील साझा पार्टीले विगतमा कस्ता कार्यहरू गरेको थियो, वर्तमान समयको मङ्सिर 4 गतेको निर्वाचनपछि कस्ता कार्यहरू गर्ने योजना बनाएको छ, महिला पिछडिएका वर्गलाई अगाडि बढाउन कस्तो योजना बनाएको छ, र विक्रमसम्म 2046 सालको बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण किन थियो, वर्तमान समयमा बहुदलीय व्यवस्था प्राप्तिमा राजनीतिक दलको भूमिका महत्वपूर्ण छ कि छैन?
1: हुन्छ, धन्यवाद। अछामबाट मेनका ढुङ्गारा हुनुहुन्थ्यो, हामी उहाँको प्रश्नको जवाफ एकछिनमै लिनेछौ। भोजपुरबाट तुलमान तामाङ हुनुहुन्छ। हेलो नमस्कार।
6: हजुर नमस्कार। हजुर
1: यहाँको प्रश्न के छ?
6: मेरो प्रश्न के हो भने, विवेकशील साझा पार्टीलाई विश्वास गर्नुपर्ने आधारहरू के छ भोलि गएर? जस्तै गत सालको स्थानीय चुनावमा पनि तामझाम सहित तयारी गरेको राजनीतिक दललाई पछाडि पारेर स्वतन्त्रहरू विजय भएको ठाउँहरू धेरै छ। अर्कोतिर अब 17,000 नागरिक मारेर जन्मेको पार्टी र अब विवेकशील पार्टी, एकजना मान्छे नै नमारी जन्मेको पार्टीमा के फरक छ? हामी जनताले विश्वास गरेर भोलिदिनु पर्ने आधारहरू एक दुईवटा बताइदिनु भए हुन्थ्यो कि।
1: हुन्छ, धन्यवाद। राम पाण्डे हुनुहुन्छ लमजुङबाट। हेलो रामजी, नमस्कार।
7: नमस्कार हजुर।
1: हजुर यहाँको प्रश्न चाहिँ के छ हाम्रो अतिथिलाई?
7: हुन्छ, आजको अतिथिजीलाई पनि नमस्कार।
0: नमस्ते।
7: हजुर मेरो प्रश्न चाहिँ एक प्रकारको रहेको छ, होइन, विवेकशील पार्टी भनेको चाहिँ शक्ति पार्टी भनेको चाहिँ कस्तो खालको पार्टी हो? यो चाहिँ मेरो पहिलो प्रश्न भयो होइन। अनि दोस्रो प्रश्न भनेको चाहिँ, यहाँहरू चुनाव जितेर सत्तामा गइसके पछाडि चाहिँ यहाँले चाहिँ अपङ्गता भएका व्यक्तिहरूलाई चाहिँ के कसरी हेर्नुहुन्छ, यससँग प्रश्न पारिदिनु होला।
1: हुन्छ, धन्यवाद। राम पाण्डेले भन्नुभएको प्रश्नको जवाफ अघि पनि आइसकेको छ, हामीले माथि दिइसकेका छौँ। अर्को बर्दियाको साथीले सोध्नु भएको थियो, समीक्षाज्यू हामी उषा ढुङ्गानाको प्रश्नको जवाफ लिउँ। सबैभन्दा पहिले उहाँले अछामबाट सोध्नु भएको थियो, यो अहिलेसम्म साझाले के गर्यो र अबको चुनावपछि के गर्छ भन्ने उहाँको प्रश्नको जवाफ के भन्नुहुन्छ?
0: हजुर, विवेकशील साझा कुनै पनि हस्तक्षेपकारी बिन्दुमा पुगेको छैन र थिएन, होइन। 74 सालमा विवेकशील साझा स्थापना भएपछि राष्ट्रिय राजनीतिमा भएका विभिन्न घटनाक्रमहरूमा, विभिन्न एजेन्डाहरूमा विवेकशील साझाले प्रमुख प्रतिपक्ष भन्छु, किनभने यहाँ त कङ्ग्रेस, एमाले या अन्य दलहरू एकै ठाउँ हो के, उहाँहरू प्रतिपक्ष पनि होइन, उहाँहरू सबै सत्ता पक्ष हो र विवेकशील साझाले चाहिँ सडकबाटै प्रमुख प्रतिपक्षको भूमिका खेल्यो, चाहे त्यो डाक्टर गोविन्द केसीको आन्दोलनको कुरामा होस्, शिक्षा र स्वास्थ्यका मुद्दामा होस्, चाहे त्यो एमसिसीको मुद्दामा होस्, चाहे त्यो राष्ट्रिय घाती अन्य कुनै विधेयकहरूको बेलामा होस्। र हामीले बागमती प्रदेशमा चाहिँ तीनटा सांसद पठाउन सकेका थियौँ र बागमती प्रदेशमा तीनटा सांसदले गर्न सक्ने के थियो भन्दाखेरि आवाज उठाउने नागरिकका, बागमती प्रदेशका नागरिकका आवाजहरू चाहिँ संसदमा लगेर व्यक्त गर्ने र संसदले चाहेका कुराहरू गर्ने र त्यो हामीले गर्यौँ। र विवेकशील साझा सत्तामा गयो भने के गर्छ भन्दाखेरि विवेकशील साझाले चाहिँ यो जुन सांसदहरूको सांसद विकास कोष लिनेछ प्रचलन त्यो चाहिँ खारेज हुनुपर्छ भन्ने माग गरेका छ। विवेकशील साझाबाट गएका सांसदहरूले त्यस्तो लिँदैनन्। किन भन्दा त्यो टुक्रे टुक्रे आयोजना लिएर फेरि पनि राज्य दोहन गर्ने ठाउँमा हामी जान चाहँदैनौँ। र विवेकशील साझाले यो बीचमा अन्य गरेका काम भ्रष्टाचार ठुला माछा समाउ अभियान, भ्रष्टाचार विरोधी अभियान चलायो, ठुला माछा समाउ अभियान भनेर देशभरि चलायो, भ्रष्टाचारको विरोधमा चाहिँ विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्यो, त्यस्तै कोभिडको बेलामा हेल्प डेस्कहरू चलायो, त्यस्तै गरेर तातो भात अभियान चलायो र सरकारले चाहिँ या त काठमाडौँ महानगरको मेयरले त्यो बेलामा खुला मञ्चमा खान पाउ त्यहाँनिर वितरण गर्न पाइँदैन भन्दा विवेकशील साझाले आवाज उठाएर त्यसको अगेन्स्टमा आवाज उठाएर त्यहाँनिर तातो भात बाँड्न पाउनुपर्छ भन्ने अभियान चलायो। त्यस्तै गरेर शिक्षा र स्वास्थ्यको विषयमा हाम्रो स्वास्थ्य साझा सरोकार भनेर बागमती प्रदेशले महिलाहरूको स्वास्थ्यको कुरामा एड्रेस गर्ने कुरामा अभियानहरू चलायो। र हामी ठाउँमा नहुँदा हामीले गर्ने भनेको चाहिँ यी यस्तै अभियानहरू र राष्ट्रिय राजनीतिका मुद्दाहरूमा प्रखर भएर बोल्ने र त्यो बोल्ने क्रममा या त आफ्नो स्पष्ट धारणा राख्ने क्रममा चाहिँ विवेकशील साझा सधैँ पनि अगाडि अब्बल भएर त्यस्ता धारणाहरूमा स्पष्ट एजेन्डा राख्यो। र महिलाहरूको हकमा अहिले त विवेकशील साझा नै यस्तो दल थियो जहाँनिर 33% महिलाको सहभागिता थियो र महिलालाई राजनीतिमा ल्याउनुपर्छ, पिछडिएका वर्गहरू र सबै किसिमका साथीहरू चाहिँ राजनीतिमा आउनुपर्छ भनेर हामीले विभिन्न ठाउँमा जोड्ने प्रयास गरिराखेका छौँ र जोडिराखेका पनि छौँ।
1: हजुर, त्यसै गरेर तुलमान भोजपुरबाट तामाङले सोध्नु भएको थियो, तुलमान तामाङले यो विश्वास गर्ने आधार के भनेर, के हो त विवेकशील साझा पार्टीलाई विश्वास गर्ने आधार?
0: तपाईँले अन्य दलले बोलेको झुटलाई चाहिँ सधैँ विश्वास गर्नुहुन्छ, विवेकशील साझालाई एकचोटि हेर्ने हो। र तपाईँले नै भन्नुभयो 17,000 मारेकालाई हामीले विश्वास गर्यौँ, तपाईँहरू त एकजना पनि नमारिकन राजनीतिमा आउनु भएको छ। हामी हो नेपालमै जन्मेको, नेपाली नागरिकको लागि जन्मेको पार्टी हो, हामी मान्छे मारेर आएका छैनौँ, त्यही भएर तपाईँहरूले यिनीहरू आन्दोलनविहीन आएको भएर विश्वास नगर्ने हो भने त्यो गलत हो। हामी त यहीँ एउटा सम्भावना खोज्दैछौँ र राजनीति फरक तरिकाले मान्छे मारेर आन्दोलन गरेर मात्र हुँदैन, यहीँ बसेर अन्य विभिन्न तरिकाले पनि हुन्छ भन्ने हो। विवेकशील साझा अहिलेसम्म डेलिभरी गर्ने ठाउँमा पुगेको छैन, पुगेपछि पनि भ्रष्टाचार गर्दैन भन्ने प्रतिबद्धताका साथ यहाँहरूले विश्वास गर्ने हो। यहाँका नेताहरूले या त अन्य दलका नेताहरूले भ्रष्टाचार गर्यो भनेर विरोध गर्छौँ भने हामी भ्रष्टाचार गर्दैनौँ भनिराखेका छौँ, त्यो कुरामा विश्वास गर्ने हो। सुशासनका मुद्दा उठाउँछौँ तर सुशासन लागू हुन सकेको छैन, गुड गभर्नेन्सको कुरा उठाउँछौँ, गुड गभर्नेन्स छ कि छैन हामीलाई थाहा छैन, विवेकशील साझाले गुड गभर्नेन्सको वकालत गर्छ र नागरिकलाई पनि हामीले झकझक्याएर नागरिकलाई पनि जिम्मेवार बनाउन चाहन्छौँ। तपाईँको वडा, तपाईँको नगर, तपाईँको गाउँपालिकामा कति बजेट आउँछ, त्यो बजेटमा के काम भयो भएन, कस्तो किसिमको काम भयो, कमसल भयो कि साँच्चीकै राम्रो काम भयो, तपाईँले नागरिकलाई या त त्यो वडाका वडा अध्यक्षहरू, गाउँपालिका अध्यक्षहरूलाई यहाँहरूले कसरी झकझक्याउनुहुन्छ भन्ने यो सबै कुराहरूमा चाहिँ विवेकशील साझालाई विश्वास गर्नुपर्छ। र अर्को एउटा भनेको, जबसम्म हामी त्यो ठाउँमा पुग्दैनौँ यहाँहरूले हेरिदिनु पर्यो यिनीहरू निरन्तर लागिराखेका छन् कि छैनन्, होइन यिनीहरू एक वर्ष आयो एउटा लहरमा खुलेको हो कि सङ्घर्ष गर्दैछन् भन्दा झन्नै विवेकशील र साझा जोड्ने हो भने विवेकशील साझाको अभियान 8-10 वर्षको भयो, हामीले केही पद प्राप्त पनि गरेको छैन, यो दुःख चाहिँ झेलिराखेको छौँ, किन भन्दाखेरि यो परिवर्तन होस् भन्ने चाहन्छौँ। भनेपछि यी यावत कुरालाई यहाँहरूले विचार गरिदिनु भयो भने विवेकशील साझालाई विश्वास गर्ने आधार यहाँहरूले स्पष्ट देख्नु भएको छ र अन्य दलका नेतालाई विश्वास नगर् आधार, किनभने एकचोटि पो मान्छेले ल मैले गर्न सकिनँ भन्दा एकचोटि होइन, दुईचोटि होइन, तिनचोटि होइन, चारचोटि पटक पटक एउटै व्यक्ति चाहिँ नेता बन्ने र उसले काम नगर्दा पनि यहाँहरूले विश्वास गरिरहनु भएको छ भने विवेकशील साझालाई एकचोटि मौका दिनुहोस् र काम गर्न सकेन भने यहाँहरूले नै बरु फालिदिनुहोस् अर्कोचोटि, तिमीहरू कामै लागेनौ भनिदिनुहोस्, तर राम्रो व्यक्ति ठाउँमा पुग्यो भने काम हुन्छ भन्ने त यहाँहरूले उदाहरण देखिसक्नु भएको छ। यी यावत कुरालाई मध्यनजर गरिदिनु भयो भने यही नै हो विवेकशील साझालाई विश्वास गर्ने ग्राउन्ड। र अब आउने चुनावमा चाहिँ स्थानीय चुनावमा भनौँ न, अब पाँच वर्षपछिको स्थानीय चुनावमा चाहिँ एटलिस्ट यहाँहरूले देख्ने ठाउँ छ, फेटा गाउँपालिकालाई हामी नमुना गाउँपालिका बनाउन चाहन्छौँ र त्योबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ विवेकशील साझालाई किन विश्वास गर्ने भनेर।
1: हुन्छ, यहाँले यो अबको चुनावमा वैकल्पिक शक्ति कसरी अगाडि जान्छ, वैकल्पिक शक्ति अगाडि आउन नसक्नुको कारण र आफ्नो पार्टीको अब चुनावी एजेन्डाको बारेमा कसरी जान्छ भन्ने विषयमा हामीलाई समय दिएर आफ्ना कुराहरू राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: एन्टिना फाउन्डेसन नेपाल र यो कार्यक्रममा पनि विवेकशील साझाको बारेमा कुरा गर आफ्ना विचारहरू र नागरिकले सोध्नुभएका प्रश्नहरूको जवाफ दिने मौका जुन यहाँहरूले प्रदान गरिदिनुभयो र विवेकशील साझाको बारेमा एउटा सबै नागरिकलाई अवेर गराउने पनि जुन मौका दिनुभयो त्यसको लागि पनि यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
1: नेपाल चौतारीमा आज हामीले अबको निर्वाचनमा वैकल्पिक शक्ति कसरी जान्छ भन्ने विषयमा कुराकानी गर्यौं। नेपाल चौतारीको आजको छलफलमा सहभागी भई आफ्ना कुरा राखिदिनु भएकोमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटालाई धेरै धेरै धन्यवाद। साथै कार्यक्रम सुनेर साथ दिनुहुने र फेसबुकमा हेर्नुहुने तपाईँलाई पनि धन्यवाद। अनि कार्यक्रममा आफ्ना जिज्ञासा वा विचार राख्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। हौस् त, नेपाल चौतारीको अर्को अंक अब आउँदो मंगलबार निर्वाचनसँग सम्बन्धित अर्को महत्वपूर्ण विषयका साथ बिहान ठिक 8:15 आउने नै छौ। तबसम्मका लागि आजका अतिथि उत्पादन टोली लगायत आजको कार्यक्रमबाट म इन्द्रसरा खड्का पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: धारावाहिक रेडियो नाटक रोपे गुना फल
1: अङ्क 102
2: खै एक्सरे गर्ने भने डाक्टर अहिलेसम्म आएन
3: अँ भने हेल्थ पोस्टको मिसले एकपटक सदरमुकाम नै गएर चचाउनु भन्नुभयो त्यही भएर आएको खै नानीको पालामा त गाउँमै चचाएर भएको थियो
2: कहाँबाट यहाँ के हो
3: बड्डा चौरबाट
4: ओहो यहाँ किन यस्तो भिड तपाईँहरूको तपाईँहरू बाहिर गएर बसिदिनुहोस् न है एकछिन
2: हुन् डाक्टर
4: भनेको सुन्नु भएन तपाईँहरूले बाहिर गएर बसिदिनुहोस् भनेको
3: मेरो पालो त एक नम्बरमै छ
4: त्यही पनि बाहिर गएर बस्नुहोस् न म बोलाउँछु नि नाम हुँदैन
3: हस्
5: छिटो गरे हुन्थ्यो आफूलाई बस छुट्ला भन्ने पिर लागिरहेछ
3: अब कति नै बेर लाग्ला र
4: ल इन्दु भट्ट आउनुहोस् त दाइ तपाईँ बाहिरै बस्दिनुहोस् न है
5: किन भित्र बस्नु हुन्न र
4: ठाउँ सानो छ अप्ठ्यारो हुन्छ नि अब एकैछिन बाहिर बस्नुहोस् न केही पऱ्यो भने म बोलाउँछु
5: ल त ल
4: यहाँ बेडमा सुत्नुहोस् त इन्दुजी अब ल अलिकति पेटको यो भागको कपडा चाहिँ माथि सार्नुहोस् त ल त्यहाँ स्क्रिनमा पनि हेर्नु है तपाईँ पनि हेर्नु ल यो पहिलो बच्चा हो तपाईँको
3: होइन एउटा छोरी छ
4: अनि छोरी कति वर्ष कि बहिनी
3: 22-23 महिना कि भाइ
4: ओहो अनि यति छिटो अर्को बच्चा जन्माउनु लाग्नुभएको छिटो भएन
3: छिटै भयो
4: उमेर चाहिँ कति भयो
3: 18 पुगे
4: 18 वर्षमै दुईटा बच्चा त भएन है
3: डाक्टर साहब
4: हजुर भन्नु न
3: छोरा छ कि छोरी
4: के चाहिएको छ तपाईँलाई
3: छोरा नै छ हो डाक्टर साहब
4: हेर्नुहोस् तपाईँको गर्वमा छोरा छ कि छोरी छ भनेर चाहिँ भन्न मिल्दैन अब हामीले भन्यो भने इभन तपाईँले सोध्यो भने पनि कानुन लाग्छ थाहा छैन तपाईँलाई अनि तपाईँलाई त एक महिना अगाडि नै अल्ट्रासाउन्ड गराउनु भनेर लेखेको रहेछ किन ढिलो आउनुभएको
3: अब हाम्रो गाउँमा यस्तो सेवा नै छैन सदरमुकाम आउने भने कहिले के नमिल्ने कहिले के
4: त्यसो भनेर हुन्छ त यस्तो कुरामा पनि तपाईँ हेल्चेक नै गर्नुहुन्छ तपाईँसँग अघि आउनुभएको को
3: मेरो श्रीमान
4: अब एक्चुली बोलाउनुहोस् त उहाँलाई
3: अब उठ्दा हुन्छ
4: हजुर हजुर हुन्छ उठ्नुहोस्
3: सुन्नु त एकपटक भित्र आउनु रे
4: बस्नुहोस् त हेर्नुहोस् तपाईँहरूको बच्चाको विकास हुनुपर्ने जति भएन अझ स्पष्ट भन्नुपर्दा उसको टाउको त विकासै भएको छैन नर्मली यस्तो अवस्थामा हामी चाहिँ बच्चा नजन्माउनको लागि चाहिँ सल्लाह दिन्छौँ
3: के तपाईँको मतलब मैले यो बच्चा फाल्नु
4: हेर्नुहोस् म तपाईँको भावना बुझ्छु इन्दुजी तर वास्तविकता त्यही नै हो
5: पहिला त त्यस्तो कुनै पनि समस्या देखिएको थिएन अहिले के कारणले यस्तो भयो डाक्टर साहब
4: अब के कारणले भयो भनेर थाहा पाउन चाहिँ उहाँको सबै टेस्टहरू गर्नुपर्ने हुन्छ अब हेर्नुहोस् सानो उमेर छ
5: हजुर
4: त्यसमाथि पनि पहिलो र दोस्रो बच्चाको बीच पनि अन्तर देखिन्न यही भएर पनि समस्या आएको हुनसक्छ
6: कति मोबाइल खेलाएर राख आइस ला यो पैसा राख
7: हजुरले नै राख्नु बुवा मलाई अहिले चाहिएको छैन
6: ल भन् त मलाई कहाँबाट ल्याइस यत्रो पैसा
7: त्यही अस्ति नगरपालिकाले सम्मान कार्यक्रम राखेको बेला दिएको थियो क्या यो 25,000 नगद र उयो प्रमाणपत्र दिएको थियो हेर्नु त यो प्रमाणपत्रमा मेरो फोटो पनि राखिदिएका छन्
6: सधैँ यस्तै राम्रो गर्दै जानु क्रिकेट खेलेर यत्रो प्रगति गर्लास् भन्ने त लागेको थिएन तैपनि गरिस खुसी लागेको छ
7: प्रगति गर्ने नगर्ने भन्ने त आफैमा भर पर्ने हो नि होइन र बुवा मेहनत गरे जे पनि राम्रो हुन्छ नगरेको भए पनि बिग्रिँदै जान्छ
6: अँ कुरा गर्न पनि सिपालु भएछस् त अनि काठमाडौँ जानुपर्छ भन्दै थिइस् पैसा त चाहिएला नि
7: चाहिँदैन काठमाडौँ जाँदा त समितिले लान्छ जाने खाने बस्ने सब उतै व्यवस्था हुन्छ अब तपाईँले मेरो भन्दा नि बढी आफ्नो ख्याल गर्नु कि बुवा
6: अस्तिको औषधि खान थालेपछि त अहिले त ठिक छु त मेरो किन चिन्ता गर्छस् एक खोराक औषधिले खोकी चट बनाइदियो
7: निको हो भनेर पुरै औषधि खान छोड्ने होइन नि फेरि पुरै डोज खानुपर्छ ए सात पनि बज्न थालेछ अनि बेलुका खाने औषधि खानुभयो त
6: छैन अब खाउला नि
7: अब खाउला भन्दा पनि खाइहाल्नु न त खै औषध कहाँ छ
6: औषधि यहीँ छ खै पानीले त म तेरै अगाडि खाइहाल्छु नि
7: ए लिनु
6: उता तेरी आमाले धेरै औषधि नखानु ग्यास्ट्रिक हुन्छ भनेर औषधि खानै दिन्न कि यता फेरि यसले औषधि छुटाउनै हुन्न भनेर खुवाक्को खुवाकै गर्छ अनि आज तेरी आमासँग कुरा गरिस् त?
7: गरे।
6: अनि के भन्थे त?
7: त्यस्तै त खासै केही कुरा भएन, बुवालाई कस्तो छ भनेर सोध्दै हुनुहुन्थ्यो, मलाई पनि कहिले आउँछस्, बुवासँगै आसे आउने बेला भन्दै हुनुहुन्थ्यो।
6: अस्ति तँलाई टिभीमा देखेको बेला तेरी आमा कम्ती खुसी भएको थिए त, पुरै छिमेकमा आयुष टिभीमा आएको छ हेर है भन्दै टिभी हेर्न लाउँदै थिए।
7: हो र?
6: हो त। अनि तेरो फोटो त पत्रिकामा पनि छाप्या रहेछ त, होइन?
7: हो, कसरी थाहा पाउनुभयो? मैले त भनेको थिइनँ त।
6: तेरी बहिनीले मोबाइलमा देखाउँदै थिए।
7: ए, नानीले फेसबुकबाट तानी होली, मैले फेसबुकमा हालेको थिएँ, त्यही होला।
6: त्यही त होला, मलाई त फेसबुक सेसबुक केही थाहा छैन। अनि तिमीहरू गेम खेल्न चाहिँ कहिले जान्छौ त?
7: खै बुवा, अब उनीहरूले नै फोन गरेर बोलाउने हो क्या रे, हेरौँ कहिले बोलाउँछन्, अर्को महिनातिर पो हुन्छ कि।
6: सम्झनाले दाइसँगै बसेर पढ्ने हो भन्दै थिए, तँ फेरि गेम खेल्न जाने कुरा गर्छस्, कसरी हुन्छ त?
7: त्यो त म मिलाइहाल्छु नि बुवा, नानी आउने नै हो भने त बरु अलिक छिटो गर्नु पर्ला, यता भर्न सकेर पढाइ सुरु हुन थालिसक्यो, तैपनि म भोलि कलेज गएर कुरा बुझ्छु।
6: बुझ्ने मात्र होइन है, मिल्छ भने बरु नामै दर्ता गरेर आए नि भयो नि।
7: हुन्छ। अनि उता तपाईँ पनि बिरामी, अनि आमा पनि उस्तै, नानी पनि यति आएपछि त के तपाईँहरू पनि यति आउनु?
6: अब हेर, यतिका उमेरसम्म आफ्नै गाउँठाउँमा बसियो, यहाँको खेतीपाती रहनसहन छरछिमेकी सबै छोड्न कहाँ सकिन्छ र हो? अब यो उमेरमा यता र उता गर्दिनँ म, बरु तेरी आमाले आयुषसँग एउटा सल्लाह गर्नै पर्ने थियो भन्दै थिए।
7: कस्तो सल्लाह हो र?
6: अब कस्तो सल्लाह भन्नु, बुहारी भित्राउने रहर कहिल्यै पुरा नहुने भयो भन्दै तेरी आमा खालि मसँग गनगन गर्थे। ए, अब त सोच्नु पर्दैन आयुष।
7: अहिले त मैले त्यस्तो सोचेको छैन बुवा।
6: नसोचिया भए सोच्न त, अब सहयोग भन्या अप्ठ्यारै भावेला गर्ने त हो नि। मेरो पनि यसपालि बुहारी भित्राउने ठुलो रहर छ हेर, गाउँमा एउटा राम्रो खानदानबाट कुरा आएको छ, केटी पनि लक्षण कि छ अरे, यसपालि चाहिँ नाइ नभने आयुष।
8: तपाईँले चलाइदिनु न कार्यक्रम, मैले एक त चलाउनै जान्दिनँ, चलायो भने पनि सुहाउँदैन क्या।
9: ए, के नसुहाउनु नि, आफ्नो कार्यक्रम आफै चलाउनु त हुनु।
8: तेरी दाई, अब आफ्नो नवारण कर्मको पण्डित आफै हुने जस्तो कुरा नहरौँ न, तपाईँले यसो औपचारिक त निभाइदिनु न।
9: ल त, ल ल
8: ल, मिलाउन मिलाउन।
10: ल, उपस्थित सबैजनालाई मैले एकैछिन यतातिर ध्यान आकर्षण गराउनु चाहे है। हाम्रो उत्सव भाइले यो माझकोटको सबैभन्दा ठुलो कुखुरा फर्म सुरुवात गर्न लागेकोले आज हामी सबै त्यसैको उद्घाटन गर्न जाँदैछौ। ताले। अब सबैभन्दा पहिला म संयुक्त रूपमा रिबन काटेर यो फर्मको उद्घाटन गरिदिनु हुन हाम्रो समाज विकास बैंकका माझकोट शाखा प्रबन्धक ललिताजी र वडाध्यक्ष लालु भण्डारीजीलाई आग्रह गर्दछु।
11: यति राम्रो काममा मलाई उद्घाटन गर्न लागेको छौ, तिमीहरूको काम पनि सफल होस्।
10: ल, अब हाम्रो यो फर्मको सञ्चालक उत्सव भाइलाई पनि आफ्ना केही शब्दहरू राख्नको लागि एकदमै धेरै आग्रह गर्दछु। ल, औ भाइ।
12: धन्यवाद जगत दाई। खासमा यो भाषण गर्नुपर्ने कार्यक्रम त होइन, तर पनि माझकोटमा पहिलोपल्ट यसरी ठूलो संख्यामा कुखुरा पाल्ने गरी व्यवसाय थालेका छौ, तपाईँहरूको आशीर्वाद पनि पाइयोस् र यसो हल्ला खल्ला पनि होस् भनेर उद्घाटन कार्यक्रम नै राख्ने सोचियो। वास्तवमा भन्ने हो भने म यो फर्मको सञ्चालक हुँदै होइन, यसको खास सञ्चालक अथवा प्रोप्राइटर रमा हुन् र यो फर्मको नाम हामीले पूर्णिका एन्ड सन्देश कुखुरा फर्म राखेका छौ। आफू प्रोप्राइटर नभएपछि फर्मको बारेमा मैले धेरै बोल्नुभन्दा पनि वास्तविक हकदार नै बोल्दा उचित होला मान्दछु। धन्यवाद, धन्यवाद।
10: उसो भए रमा बहिनीलाई आफ्ना भनाइ राख्नुहुन्न र अनुरोध गर्दछु।
13: मलाई त बोल्नै आउन, खै के भन्ने, आफूलाई भन्न मन लागेको कुरा भन्ने त हो नि, खुलस त भन न रमा।
14: धन्यवाद जगत दाई। यो कुखुरा फर्म खोल्ने निर्णयसम्म आइपुग्दाखेरि चाहिँ हामीले यो जिन्दगीका धेरै उतार चढावहरू बोकेका छौँ। पालिकाले दिएको 12-14 कुखुराबाट ख्याल ख्यालमा सुरु गरेको हाम्रो यो व्यवसाय चाहिँ आज 2500 कुखुराको फर्मसम्म आइपुगेको छ, अनि बैंकको लोन, सरकारी अनुदान र हाम्रो लगानी समेत जोडेर करिब 25 लाख रुपियाँ चाहिँ यसमा लगानी भइसकेको छ। त्यसका साथसाथै अनि सरकारले सुरु गरेको महिला उद्यमशीलता कार्यक्रमले दिएको कर्जाले चाहिँ व्यवसाय सञ्चालन गर्न हामीलाई निकै नै सजिलो भएको छ। अहिले चाहिँ हामीसँग 2 कर्मचारी छ। आशा छ समय र परिस्थितिले साथ दिएसम्म पक्कै पनि सफल भइएला। हस् त धन्यवाद।
10: एकछिन रमा बहिनी, महिला उद्यमशील कर्जा कसरी पाइने रहेछ त्यो पनि भनिदिनुहुन्छ कि?
14: सबभन्दा पहिला त फर्म वा कम्पनी दर्ता गर्नुपर्ने रहेछ, अनि आन्तरिक राजस्व कार्यालयमा पुगेर प्यान नम्बर लिनुपर्ने रहेछ नि। त्यसपछि चाहिँ कम आधार ब्याज दर भएको बैङ्कहरू हुन्छ नि, त्यही छानेर निवेदन दिनुपर्ने रहेछ, अनि आफू र घरको अन्य सदस्यहरूको नागरिकताको फोटोकपी पनि दिनुपर्ने रहेछ।
10: रमा बहिनीले भने जस्तो उद्यमी हुन चाहने महिलाहरूका लागि सरकारले ऋण, अनुदान, छुट जस्ता धेरै सहुलियतहरू दिने गर्दछ। अब कसैलाई इच्छा छ भने सानोतिनो व्यवसाय गर्न यसले निकै नै सघाउँछ है। अब अर्काको जागिरको मुख मात्रै ताकेर बस्न पर्ने समय होइन यो।
8: जगतै, मलाई केही कुरा बोलाउँ बोलाउँ लाग्यो, अलिकति बोलाउँ है।
10: ल ल ल, तिमीले खाएर राम्रो हो नि। ल ल, यहाँ उत्सव भाइले फेरि केही थप्ने रे।
12: खासमा रमाको पनि जागिर खाने ठुलो रहर थियो। पटक पटक गरेर 3-4 ठाउँमा जागिर पनि गरिन्, तर जागिरमा आफ्नो इच्छा अनुसारको समय पनि नहुने, तलब पनि खासै नहुने, अनि रमाको यात्रा यतातिर मोडियो।
14: यो सबै उत्सवको दिन हो नि। उत्सवले व्यवसाय गरौँ भनेर नहौसाएको भए म एक्लैले आँटै गर्न सक्थेँ नि।
15: यसरी व्यवसाय बन्ने आइडियाहरू हामीलाई पनि सिकाउनु पर्यो है।
11: त्यही त, प्रगति होस् त यस्तो, यसरी दिन 2 रात 4 ढावा चलेकै छ। कुखुरा फर्म यत्रो भएको, उत्सव र रमालाई योभन्दा अरू के प्रगति चाहियो?
15: त्यही त, त्यही त, योभन्दा बढी के चाहियो त?
16: खास कुरा त काकाले भन्नु नै भएन अझ।
11: के कुरा हो त्यस्तो खास?
16: हिजोसम्म जागिरको खोजीमा बहुतारिने रमा आज आफै फर्मको प्रोपाइटर छिन्। त्यसमा पनि 2-2 त उनले अहिले नै रोजगारी दिइसकिन्। फोनको लागि त योभन्दा खुसीको कुरा अरू हुनै सक्दैन नि, होइन त रमा?
17: नमस्ते, म सुहानी पौडेल पाल्टाबाट। म रुपिगुना फलको नियमित श्रोता। मैले 1 अहिले 101 मैले पुरै सुनेकी छु नछुटाइकन। रुपिगुना फल एकदमै राम्रो छ, मलाई धेरै नै मनपर्छ यो नाटक। अन्तिकनी अन्तमाले सृष्टि नाटकहरू उत्पादन गरिरहोस् र रुपिगुना फलले अझै पनि सफलता प्राप्त गरोस्। यसको धेरै अङ्कहरू सुन्न पाइयोस्। यो नाटकले धेरै सन्देशमूलक घटनाहरू समावेश गरेको छ। यसको पात्रहरू त्यत्तिकै उत्कृष्ट हुनुहुन्छ। यसको विषयवस्तु एकदमै उत्कृष्ट लाग्छ मलाई।
0: गत हप्ता सोधिएको प्रश्न थियो, कुसुमले प्रदेश स्तरीय कविता प्रतियोगितामा प्रथम भएर कति रुपियाँ पुरस्कार जितेकी छिन्? सही उत्तर हो 50,000। सही उत्तर पठाउने मध्ये गोला प्रथा मार्फत बाजुराबाट दीपशिखा शाह, नुवाकोटबाट सुरक्षा नेपाली, इलामबाट समन राई र मोरङबाट किरण बस्नेत विजेता बन्नुभएको छ। प्रश्नको उत्तर दिने सबैजनालाई धेरै धेरै धन्यवाद र चारैजनालाई बधाई। हामी तपाईँलाई ₹200 बराबरको रिचार्ज पठाउनेछौ। अब यो हप्ताका लागि प्रश्न रहेको छ, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? प्रश्न पुनः एकपटक, गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर छुट्याउनु कानूनी अपराध हो कि होइन? नाटकको बारेमा आफूलाई भन्न मन लागेको कुरा तथा अघि सोधिएको प्रश्नको उत्तर दिनका लागि तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसेल प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरेर त्यहाँ प्राप्त निर्देशन अनुसार आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ। त्यस्तै तपाईँ एसएमएस मार्फत उत्तर पठाउन चाहनुहुन्छ भने रोपेगुना फलको छोटो रूप ROGF टाइप गरी 1 दिएर आफ्नो उत्तर लेखी 36040 पठाउन सक्नुहुन्छ। साथै एन्टेना फाउन्डेशन नेपालको फेसबुक वा ट्विटर ठेगाना एन्टेना FNमा गएर पनि आफ्नो विचार राख्न वा उत्तर दिन सक्नुहुन्छ। रेडियो नाटक रोपेगुना फल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले निशुल्क नम्बर 32100 फोन गरी त्यहाँ प्राप्त निर्देशन अनुसार सुरुमा 4 त्यसपछि 2 थिची आफ्नो अनुकूल समयमा पनि सुन्न सक्नुहुन्छ। हवस् त, रोपेगुना फलको अर्को अङ्कमा भेटौँला। नमस्कार।

0: एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता अनन्त कश्यप घिमिरे।
1: नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार विभिन्न समसामयिक विषय, खास गरी निर्वाचनसँग सम्बन्धित विविध विषयमा छलफल गर्दै आइरहेका छौं। नेपाल चौतारीमा आज हामी मंगसिर चारमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा छलफल गर्दैछौ र आजको नेपाल चौतारीमा हामी मतदाता शिक्षाको महत्वका बारेमा कुराकानी गर्दैछौ।
2: नेपाल चौतारी एन्टेना फाउन्डेशन नेपालको उत्पादन हो। यो कार्यक्रम हरेक मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि 9 बजेसम्म देशका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूबाट प्रसारण हुन्छ। साथै मोबाइल एप हाम्रो पात्रो एन्टेना फाउन्डेशन नेपालको वेबसाइट www.afn.org.np, फेसबुक पेज एन्टेना FM बाट पनि नेपाल चौतारी सुन्न र हेर्न सकिन्छ। नेपाल चौतारीमा छलफल हुने विषयमा तपाईँका कुनै प्रश्नहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँ एनटीसी प्रयोग गर्नुहुन्छ भने 1660013456667 र एनसी प्रयोग गर्नुहुन्छ भने 9801575008 फोन गरी अतिथिसँग कुराकानी गर्न सक्नुहुन्छ। यी नम्बरहरूमा फोन गर्दा तपाईँको पैसा लाग्दैन। साथै फेसबुकबाट यो कार्यक्रम हेरिरहनु भएको छ भने त्यहाँ पनि तपाईँले आफ्ना विचारहरू लेख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको विषयमा छलफल गर्न मसँग निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ। डाक्टर उप्रेतीज्यू, यहाँलाई कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: धन्यवाद।
1: आराम हुनुहुन्छ? हजुर। अब यो हामी मंगसिर चारको निर्वाचनको अब 32-33 दिन बाँकी छ करिब, होइन, अब चुनावी माहौलमा छौँ अहिले हामी, चाडपर्व पनि सँगसँगै छन्। अब यहाँले चाहिँ अहिलेको यो चुनावी माहौललाई कसरी हेर्नु भएको छ, कसरी लिनु भएको छ? आजको छलफल यहाँबाट सुरु गरौँ, बाँकी हामी विषयमा प्रवेश गर्छौँ त्यसपछि।
3: चुनाव दैनिक रूपमा चाहिँ जसरी तापक्रम बढ्दै जान्छ अथवा घट्दै जान्छ, अहिले त घट्दै जाने क्रम हो, जसरी फागुनदेखि चाहिँ तापक्रम बढ्दै जान्छ त्यस्तै चुनावको तापक्रम पनि अब यो 30-35 दिन तपाईँले भन्नुभयो त्यो दैनिक रूपमा बढ्दै जान्छ तापक्रम। जब नजिक नजिक आउँछ त्यति नै प्रेसर बढ्छ, मेन्टल मानसिक प्रेसर बढ्छ, त्यो चाप चाहिँ उम्मेदवारलाई बढी बढ्छ, दलहरूलाई बढी बढ्छ, त्यसपछि व्यवस्थापन निकायलाई पनि त्यत्तिकै चाप बढ्छ, किनभने सम्पूर्ण काम समाप्त गरिसकेर मतदानको दिन मुक्सित 4 गते मतदान केन्द्रमा सबै कुरा पुग्नुपर्छ, त्यहाँ चाहिँ मतदाता पनि पुग्नुपर्छ, मतदातालाई चाहिँ 2-3 दिन अगाडिदेखि चाप बढ्छ, अहिलेदेखि चाहिँ पक्का पनि चाप बढेको छैन, किनभने उहाँहरूलाई चाप दिनेहरू चाहिँ अहिले उहाँहरू कहाँ पुग्नु भएको छ, त्यस्तो किसिमको माहौल छ जस्तो मलाई लाग्छ। यो नेचुरल छ, स्वाभाविक छ, यो सँगै यस्तै किसिमले बढ्छ नै, र अहिले फरक किसिमले बढाएको छ भनेर भनिहाल्ने अवस्था चाहिँ मैले देख्दिनँ यो निर्वाचनको प्रक्रियामा। यसका खास गरेर स्टेक होल्डरहरू जो जवाफ संलग्न भएका छन् सम्पूर्ण, तिनीहरू नै तिनीहरूको लागि चाहिँ विभिन्न समयमा साथ बढ्दै जान्छ।
1: अब जस्तो हामी यो स्थानीय तहको निर्वाचन पनि समापन गरेर अगाडि आइसकेका छौँ, होइन, अब यो दुईटा, एउटा त हामीले भर्खरै चाहिँ यो निर्वाचन सकाइसकेका छौँ अलि अगाडि, अब यो दुईटा निर्वाचन अबको तयारीको क्रममा छ, अब यो प्रतिनिधि सभा सदस्य निर्वाचन अथवा प्रदेशसभा सदस्य निर्वाचन, यो दुईटा निर्वाचनको बीचमा रहेर चाहिँ समीक्षा गर्नुपर्दाखेरि चाहिँ यहाँले के त्यस्तो नयाँ कुरा पाउनु भएको छ जुन चाहिँ अब यहाँ पनि पहिले निर्वाचन आयोगमा चाहिँ काम गरिसक्नु भएको भएर चाहिँ फरक के पाउनु भएको छ जुन पहिलेको निर्वाचनमा थिएन अहिले तपाईँले फरक देख्नु भएको छ?
3: अहिले चाहिँ फरक देख्ने कुरा स्वत फरक केमा हुन्छ भन्दा यो राष्ट्रको विधायिकाको इलेक्सन हो, चुनाव हो, र त्यो राज्य सञ्चालनमा पुरा देशको सञ्चालनमा संघीय सरकार निर्माण गर्नलाई चाहिँ बन्ने चुनाव पनि हो, निर्वाचन पनि हो। यसको निर्वाचन र स्थानीय तहको निर्वाचन स्थानीय लेभलमा जति तापक्रम बढेको हुन्छ यो चाहिँ राष्ट्रिय लेभलमै चाहिँ तापक्रम बढ्छ, मैले अघि तापक्रमको शब्द प्रयोग गरिरहेको छु। र फरक देख्नुपर्ने कुरा त हामीहरूले जेनरली के हो भने स्थानीय लेभलमा स्थानीय सरकारका प्रतिनिधिहरूको लागि हुने चुनाव चाहिँ स्थानीय लेभलमै हुन्छ, स्थानीय नै हुन्छन् ती व्यक्तिहरू, र यी चाहिँ अहिले प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार हुने उम्मेदवारहरू कुनै पनि क्षेत्रबाट कुनै देशको कुनै पनि भागमा बसोबास गरेका तर जहाँ गएर पनि जुनसुकै क्षेत्रबाट पनि निर्वाचनमा उठ्न पाउने अधिकार सम्पन्न व्यक्तिहरू दलले चाहिँ टिकट दिए अनुसार चाहिँ त्यस कारणले यो फरक किसिमको छ र आफू नयाँ ठाउँमा जाने र नयाँ क्षेत्रमा चाहिँ त्यो निर्वाचनमा सहभागी हुने उम्मेद्वारको रूपमा चाहिँ जानुपर्ने ठाउँमा चाहिँ उहाँहरूलाई बढी प्रेसर परेको हुन्छ र धेरै परिचय दिनुपर्ने पनि हुनसक्छ धेरै जानकारी दिनुपर्ने आवश्यकता पर्दछ त्यस कारणले यस किसिमको एउटा महत्त्वपूर्ण फरक चाहिँ हामीले देख्छौँ त्यसको साथसाथै स्थानीय तहमा दैनिक रूपमा चाहिँ भेटघाट हुने उम्मेद्वारहरू सबै मतदातासँग झन्डै झन्डै गाउँ विकास गाउँपालिका अथवा नगरपालिका त्यहाँ चाहिँ सधैँ जसो वर्षमा धेरैचोटि भेट हुने उम्मेद्वारहरू तिनै व्यक्तिहरू तिनै मतदाताहरू उम्मेद्वारको रूपमा हुन्छन् भने अब यी अहिलेको संघीय प्रतिनिधि सभाको र संघीय सभा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिनेहरू कहिल्यै नभेटेका देख्दै नदेखेका टेलिभिजनमा देखेका अथवा केही पनि नदेखेका मतदाताले चिन्दै नचिनेका व्यक्तिहरू हुने हुनाले नचिनेका व्यक्ति हुनाले परिचय दिनलाई चाहिँ पनि मारमार भएको अवस्था छ जस्तो मलाई लाग्छ।
1: अतिथि उम्मेद्वार पनि भनेर भनिने गरिगरी छैन त
3: अतिथि भनिन्छ। वास्तवमा देश पुरै देशमा चाहिँ हामी जहाँ बसे पनि जहाँ गएर पनि निर्वाचनमा उठ्न पाउने जुनसुकै क्षेत्रबाट भन्ने जुन अधिकार कानुनले दिएको छ त्यो हिसाबमा चाहिँ देशको लागि अतिथि त होइन, प्रदेश सभाको लागि अतिथि त होइन, प्रदेश सभाको लागि पनि अतिथि होइन,
1: मतदाताको लागि चाहिँ कुनै पनि ठाउँमा
3: मतदाताको लागि अपरिचित अथवा अनुहार नयाँ अनुहार अथवा आफ्नो क्षेत्रमा बसोबास नगरेको व्यक्ति भएको हुनाले चाहिँ त्यसले अतिथि भन्नु स्वाभाविकै हो तर त्यो अतिथिलाई चाहिँ बढी प्रेसर पर्छ अर्को चाहिँ सदा त्यहीँ बसिरहेको व्यक्ति भन्दा किनभने उसले त्यहाँ केही प्रभाव पारेका हुन्छ केही त पहिलेदेखि नै प्रभुत्व पनि हुनसक्छ र पहिलेदेखि नेगेटिभ प्रभाव पनि पर्या हुनसक्छ जुन नयाँ व्यक्ति गइरहेछ त्यसलाई चाहिँ सम्पूर्ण रूपमा उसले आफूले पूर्ण रूपमा परिचय दिनुपर्ने हुन्छ मतदातासँग पुग्नुपर्ने हुन्छ यो चाहिँ भिन्नता हो।
1: हजुर अब हामीले समग्र अलिकति पृष्ठभूमिका कुरा गऱ्यौँ यहाँको अनुभवका कुरा पनि यसैमा जोडियो हामी विशेष गरी आज चाहिँ मतदाता शिक्षाको कुरा गरिरहेछौँ यसको महत्त्व के छ किन हुनुपर्छ यो मतदाता शिक्षा प्रभावकारी जस्ता कुराहरू गरिरहेका छौँ। अब म यहाँलाई सोध्न जान्छु जस्तो यो मतदाता शिक्षा अब चाहिँ भने के हो खासमा यसमा यसलाई कसरी बुझ्नेबाट अब यसमा चाहिँ अलिकति विषय प्रवेश गरौँ।
3: लोकतान्त्रिक निर्वाचन प्रणालीको प्रयोग र लोकतन्त्रमा सहभागी हुनको लागि प्रत्येक नागरिक जो मतदाता हुन योग्य भइसकेको छ 18 वर्ष पुगेको छ नागरिक हुँदा 16 वर्ष पुग्छ तर मतदाता हुन 18 वर्ष पुग्नु पर्दछ 18 वर्ष पुगेको प्रत्येक नेपाली नागरिकले मतदाता हुन अधिकार प्राप्त गरेको हुन्छ र साथसाथै त्यही व्यक्ति चाहिँ भोलि निर्वाचनमा उम्मेद्वारको रूपमा पनि ऊ सहभागी हुन सक्छ त्यो सर्टेन उमेर 25 वर्षको तोकेको छ 18 वर्षदेखि 25 वर्षको बिचमा चाहिँ राजनीतिक पृष्ठभूमि तयार गर्नको लागि होला त्यसरी सोचेर बनाइएको र यस्तो खालको जुन निर्वाचन हामी गर्न गइरहेका हुन्छौँ त्यो निर्वाचनमा मतदाता हुनको लागि गर्नुपर्ने कुरा के आफू मतदाता हुनलाई के गर्नुपर्छ भन्ने जानकारीदेखि लिएर अनि मतदान गर्नेसम्मका दिन मत कसरी खसाउनुपर्छ कहाँ खसाउनुपर्छ कसलाई चाहिँ मत दिने हो भन्नेसम्मका कुरा मतदाताले विवेकपूर्ण रूपमा अध्ययन गरेर जानकारी लिएर सबैतिरबाट जानकारी लिएर चाहिँ तयार हुनुपर्ने हुन्छ र सहभागी हुनुपर्छ यो सो नगरेको खण्डमा मतदातालाई मतदाताको मत खेर जान्छ उसको अधिकारको दुरुपयोग भएको मान्नु पर्दछ उसको खेर जानु भनेको उसले एकजना नेपाली मतदाता अथवा हाम्रा नेपाली नागरिक जो मतदाता हुन योग्य भएको छ त्यो व्यक्ति चाहिँ मतदानमा एकजना मात्रै ले मतदान दिन पाएन भने उसको 100% उसको अधिकार चाहिँ वञ्चित भयो अधिकारबाट वञ्चित भयो त्यस कारणले अधिकारबाट वञ्चित नहुनको लागि महत्त्वपूर्ण राष्ट्र निर्माणको प्रक्रियामा नीति निर्माणको प्रक्रियामा विकासको प्रक्रियामा आफ्नो प्रतिनिधिलाई छानेर पठाउने अधिकार कारण यो नङको चाहिँ यो औँलाको बिचमा जुन कालो लगाएर चाहिँ बाहिर निस्कँदाखेरि जुन किसिमको चाहिँ एउटा म भएँ, म त नेपालको नागरिक हुँ, मैले प्रतिनिधि छाने भन्ने किसिमको एक किसिमको जुन फिलिङ हुन्छ जुन मतदातामा सबैमा आउँछ होला, त्यो चाहिँ गर्ने विषयमा त्यो गर्न नपाउने व्यक्ति नेपाली नागरिकलाई कति चित्त दुख्दो होला भित्रभित्रै, र उसले पाएको त्यो अधिकारलाई उसले प्रयोग गर्नको लागि मतदाता नावलीमा नाम पनि लेखाउन भुल्यो अथवा लेखाएन, फोटोसहितको मतदाता नावली पनि तयार गरेन, अनि त्यसको साथसाथै त्यति मात्रले भएन, फेरि राष्ट्रिय परिचय पत्र वा निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचय पत्र हातमा लिएर मतदान केन्द्रमा जान भुल्यो अथवा मतदान केन्द्र नै थाहा पाएन, कुन मतदान केन्द्र हो, कहाँ हो, अनि कति बेलादेखि मतदान हुन्छ र कति बेलासम्म मतदान हुन्छ, आफ्नो मत खेर जाने हो कि भन्ने किसिमको चाहिँ उसले विचार गर्न सकेन, र अझ भन्न पर्दा आफूले मतदान गर्दाखेरि चाहिँ कसलाई मतदान गर्यो भने त्यो देशको त्यो राष्ट्रको त्यो प्रदेशको

0: चाहिँ कहिले मैले मतदाता नामले यो नाम लेखाउने, कहिले मैले आइडी कार्ड लिने, कहिले निर्वाचन हुँदैछ, कुन निर्वाचन हुँदैछ, मैले कहाँ मतदान गर्ने भन्ने यी समग्र विषय, त्यति मात्र होइन मतदान कसरी गर्ने, कसलाई गर्ने भन्ने कुरा चाहिँ हामीले शिक्षामा सिकाउँदैनौँ। त्यो उहाँहरूले विवेकपूर्ण रूपमा चाहिँ अध्ययन गरेर त उम्मेद्वारलाई चिनेर जानेर बुझेर दललाई चिनेर जानेर बुझेर यो यसले पक्का पनि देशको लागि काम गर्छ हाम्रो लागि काम गर्छ भनेर बुझेर दिने कुरा हो। तर कसरी कहिले र कसरी भन्ने कुरा चाहिँ अवश्य पनि मतदाता शिक्षाले कभर गर्नुपर्दछ। र त्यो त्यसको अभावमा हामी निर्वाचनमा धेरै मत खेर जान सक्ने र मतदाताको मतको सदुपयोग हुन नसक्ने अवस्था हुन्छ।
1: त्यही त ग्याप चाहिँ त्यहीँनिर छ भनेर जस्तो पछिल्ला निर्वाचनहरूलाई पनि हेर्दाखेरि चाहिँ मत बदर धेरै भएको, जहाँ उम्मेद्वारै नभएको ठाउँमा पनि धेरै मत आएको जस्ता एउटा उदाहरण मैले त्यो भने, त्यस्तो हुँदाखेरि अनि त्यस्तै गरी भोट पनि कम खसेको जस्ता कुराहरू पनि छन् होइन। सबै चिज गर्दाखेरि चाहिँ अघि यहाँले भन्नुभयो मतदाताले आफूले जान्ने बुझ्ने कुराहरू त छँदैछ, तर त्यसको लागि त जस्तो निर्वाचन आयोग छ, त्यस्तै गरी चाहिँ उम्मेद गरे पार्टीहरू छन्, राजनीतिक दलहरू छन्, उनीहरूलाई पनि यो विषय त्यति धेरै चासोको विषय नभएको अथवा के किन चाहिँ त्यो ग्याप कहाँ देख्नु भएको छ यहाँले जसले गर्दाखेरि चाहिँ यो प्रभावकारी हुन सकेन?
0: एउटा कुरा के हामीले सम्झिनुपर्छ भने धेरै पहिलादेखि हामीले मतदान गर्दै आएका छौँ, धेरै पहिलाभन्दा मैले अहिले 48 सालसम्म भन्छु, त्योभन्दा पहिला पनि मतदान गरेका थियौँ, पञ्चायत व्यवस्थामा पनि मतदान गरेका, हामी कति पञ्चायत व्यवस्थाको अवस्थामा हुने गरेका निर्वाचनहरूमा पनि मतदान गरेका व्यक्तिहरू अहिले पनि जीवित छौँ। र निरन्तर रूपमा चाहिँ त्यति बेलाभन्दा अहिलेको शिक्षाको स्तर धेरै माथि पुगेको छ, सबैले चाहिँ धेरै किसिमले जानकारी प्राप्त गर्ने व्यवस्था छ, किनभने यो तपाईँ हेर्नु संसार कस्तो भइसक्यो, तपाईँ हामी यसरी कुरा गर्न पाइरहेका छौँ र यो कुरा नेपालका सबै ठाउँमा पुग्न सक्ने अवस्था आजको स्थितिले चाहिँ सिर्जना गरेको छ। यो अवस्थामा हाम्रा मतदाताहरूले मतदान गर्ने र आफूले निर्वाचनमा सहभागी हुने विषयमा चाहिँ सरोकार राखेको खण्डमा शिक्षा चाहिँ धेरै दृष्टिकोणले चाहिँ उहाँले प्राप्त गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। र बुढाबुढीहरू जो वृद्धावस्थामा छन् र जो अलि अशक्त छन्, जसलाई निर्वाचनमा भाग लिनलाई कठिन भइरहेको छ, उहाँहरूलाई एक किसिमले चाहिँ हामीले हेर्नुपर्ने र पुर्याउन शिक्षा पुर्याउनु पर्नेछ भने, सुविधा पुर्याउनु पर्नेछ भने, अन्यहरूलाई चाहिँ आवश्यक सूचना मात्र दिए पनि उहाँहरूले धेरै कुराहरू आफैले थाहा पाउन सक्नुहुन्छ, यस्तो किसिमको स्थिति हुँदै हो। तर पनि अलिकति लापरवाही पनि चाहिँ मतदाताहरूबाट अथवा चाहिँ शिक्षा दिने प्रक्रियामा पनि अलि धेरै सिस्टमेटिकली विधिवत रूपमा काम सञ्चालन नहुँदाखेरि चाहिँ समस्या भएको एकातिर छ भने, अर्कोतिर चाहिँ यो निर्वाचन प्रणाली र मतदान गर्नको लागि तयार गर्ने मतपत्र को डिजाइन र मतपत्रको मतपत्रको कति चाहिँ सहज मतपत्र छ, कति कठिन मतपत्र छ, त्यसले पनि चाहिँ तपाईँले गरेका प्रश्नहरूलाई चाहिँ
1: मतपत्रलाई कुरा मतपत्रको कुरा गर्नु त कन्फ्युजन छ, धेरै चाहिँ दुविधा भयो के गर्ने कसो गर्ने, त्यो मतपत्र यति ठुलो हुन्छ जस्ता कुराहरूले गर्दाखेरि पनि मत चाहिँ बदल भएका जस्ता कुराहरू पनि आएको थिए, त्यही चिज चाहिँ कसरी गर्ने भन्ने कुराको पनि प्रपर बेसिक आधारभूत जुन शिक्षाको कुरा गर्छौँ हामी त्यो नै नपुगिरहेको हो कि भन्ने खालको कुराहरू पनि बारम्बार सुन्ने गर्छ।
0: अब एउटा सिस्टमेटिक एजुकेसन एउटा चाहिँ राउन्ड द इयर एजुकेसन मैले विचार गरेको, पहिले पनि विचार गरेको थियो, हामीहरूले सोचेका पनि थियौँ, त्यसलाई कार्यान्वयन गर्नलाई समयले भ्याएन, क्या वर्षभरि शिक्षा दिने लोकतान्त्रिक शिक्षा लोकतन्त्र तथा निर्वाचनको विषयमा वर्षभरि शिक्षा दिने इन्स्टिट्युसनल संस्थागत शिक्षा उपलब्ध गराउने प्रक्रिया एउटा, त्यो हामीहरूले निर्वाचन आयोगले सुरु गरेको थियो, त्यो भनेको स्कुलको विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकालाई कमसे कम सामाजिक शिक्षा पर्वका शिक्षकलाई लोकतन्त्र र निर्वाचन प्रक्रियाको विषयमा जानकारी दिएर उहाँहरूलाई तालिम दिएर उहाँहरूद्वारा स्कुल प्रत्येक विद्यालयमा 8 क्लासदेखि 12 क्लासभित्रका विद्यार्थीलाई चाहिँ हामीहरूले शिक्षा कोर्सको रूपमै एक किसिमले चाहिँ प्र्याक्टिकल पनि गराएर वर्षको 1-2 चुनाव पनि

0: गराएर देखाएर हामी कहाँ भइरहेका चुनावहरूलाई चाहिँ डप एउटा मक इलेक्सन भन्छौ नि हामीले, त्यस्तो खालको इलेक्सन गराएर तिनीहरूलाई परिपक्व बनाउँदै गयो भने तिनीहरूले आफ्ना बुवा आमालाई र जो चाहिँ अलि अनपढ हुनुहुन्छ, पढ्नु भएको छैन, शिक्षित हुनुहुन्न, पूर्ण रूपमा अशक्त पनि हुनुहुन्छ, त्यस्तो व्यक्तिहरूलाई पनि उहाँहरूले चाहिँ सिकाउन सक्ने र अनि उहाँहरू नै चाहिँ साँच्चीकै पहरेदार, लोकतन्त्रका पहरेदार हुने, भोलिको लागि के गर्न हुने के गर्न हुने कुरा चाहिँ त्यही लेभलबाट चाहिँ तलैदेखि उहाँले सिकेर जाने अवस्था हुन्थ्यो, त्यो चाहिँ हामीले काम गर्न सकेनौँ। हामीले त मोबाइल भोटर एजुकेसन सिस्टम पनि प्रारम्भ गर्ने विचार गरेका थियौँ। मोबाइल भनेको प्रत्येक क्षेत्रमा प्रत्येक जिल्लामा कमसे कम एउटा दुईटा भ्यान राख्ने, त्यसमा तपाईँको जस्तै यो रेडियो राख्ने, तपाईँको जस्तो टेलिभिजन राख्ने, त्यही अनि अरू चाहिँ पत्र पत्रिका अथवा चाहिँ उनीहरूलाई वितरण गर्ने डकुमेन्ट राख्ने, महिनाको वर्षको कतिचोटि त्यो गाउँमा पुग्ने
1: घर दैलो कार्यक्रम जस्तो भयो यहाँले भन्नुभयो,
0: यस्ता खालका कुराहरू पनि हामीले चाहिँ विचार गरेका छौँ। त्यो जुन कुरा कारण भएको छैन, तर अहिले मैले चाहिँ यहाँ तपाईँको प्रश्नमा भन्नुपर्ने छुट्याउनु नहुने कुरा के छ भने, आज मैले हिजो मात्रै निर्वाचन आयोगसँग कन्सल्ट गरेको थिएँ, किनभने यो विषय अत्यन्त महत्वपूर्ण विषय हो। लोकतन्त्रलाई संस्थागत गर्नलाई, अधिकार सम्पन्न व्यक्तिले अधिकार प्रयोग गर्नलाई र राज्य निर्माण र राज्यको विकास र खास गरेर राज्यको विकासभन्दा समग्र विकासको लागि, मानसिक शारीरिक भौतिक विकासको लागि चाहिँ निर्वाचनले ठूलो काम गर्छ र त्यो निर्वाचनमा भाग लिनेहरूले यी सबै कुरालाई बुझेर गर्न सकुन् भन्ने दृष्टिकोणले नै शिक्षा दिइरहनुपर्छ। त्यो शिक्षा चाहिँ विभिन्न किसिमबाट दिन पर्छ र सधैँ दिइरहनुपर्छ। तर मतदान गर्नको लागि मतपत्रको अवस्था, मतपत्रको डिजाइन, कहाँ मत दियो भने, कसरी मत दियो भने मत शुद्धसँग मत खस्छ र मत किन दिने हो, किन दिने हो, कसरी मतदानमा मतपत्रमा छाप लगाउनुपर्छ, कहाँ लगाउनुपर्छ, कसरी यसलाई चाहिँ शुद्धसँग छाप लाग्यो भने चाहिँ यो खेर जाँदैन र सम्बन्धित व्यक्तिले पाउनुपर्ने, अब दलले पाउनुपर्ने, पाउँछ भन्ने विषयमा शिक्षा चाहिँ धेरै पहिल्यैदेखि दिन सक्ने अवस्था हुँदैन। मतपत्र भर्खरै छापिएको छ, केही प्रदेशमा मतपत्र पुगिसकेको छ, केही प्रदेशमा आज भोलि पर्सि तीन चार दिनमा मतपत्र पुग्दछ, तर मतपत्रको डिजाइन सबै दलहरूलाई पनि उपलब्ध गराइएको अवश्य पनि छ होला र मतपत्र कम्प्लिकेटेड जटिल मतपत्र भयो भने मतदान मत धेरै खेर जान्छ भन्ने कुरा स्थानीय निकायको निर्वाचनमा हामीले देख्यौँ। धेरै मत धेरै चिन्हहरू एक आपसमा कन्फ्युजन ल्याउने खालका पनि भए र आफ्नो आफूले मतदान दिन खोजेको उम्मेद्वारको चाहिँ चिन्ह पाउनलाई धेरै समय खर्चिनु पर्यो र अनि एउटा सानो गल्तीले चाहिँ त्यो मतपत्र पुरै मतपत्र खेर जाने स्थिति रह्यो र 74 निर्वाचनमा पनि एउटै मतपत्रमा दुइटै समानुपातिक पनि अनि प्रत्यक्ष भन्ने गरिएको यो पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली दुइटैको एउटै मतपत्रमा राखेको हुनाले थुप्रै मत खेर गए। पहिला चाहिँ प्रदेश संघीय निर्वाचनको उम्मेद्वारहरूको लागि दुईटा मत दियो अनि अर्को चाहिँ प्रदेश सभाको एउटा मत दिएर तेस्रो मत चाहिँ चौथो मत चाहिँ समानुपातिको दिँदै नदिएर चाहिँ छोपेको कारणले थुप्रै चाहिँ मत खेर गएको अवस्था पनि हो। यसपटक पनि स्थानीय निकाय निर्वाचनमा गएको स्थानीय निर्वाचन धेरै मत खेर गएको छ त्यो डिजाइनको कारणले। यसपटक निर्वाचन आयोगले कमसे कम चारवटा मतपत्र बनाएको छ, त्यो संघीय निर्वाचन संघीय प्रतिनिधि सभाको निर्वाचनको लागि चाहिँ प्रत्यक्ष निर्वाचनको लागि एउटा मतपत्र, अर्को दलहरूले भाग लिने समानुपाती निर्वाचनको लागि अर्को मतपत्र, त्यसै गरेर प्रदेशमा पनि गरिएको छ। यसो हुँदाखेरि चाहिँ पहिलाको जुन त्रुटि भएको थियो त्यो त्रुटि सन्चिन्छ अवश्य पनि, तर कतिवटा कहाँ कसको चाहिँ चिन्ह छ र कसलाई मत दिने भन्ने कुरा हिसाब किताब गर्नको लागि निर्वाचन आयोगले केन्द्रदेखि वडासम्म एउटा संस्थागत रूपमा चाहिँ निर्वाचन शिक्षा सञ्चालन गर्नको लागि कार्यक्रम बनाएर तालिम दिएर जिल्लाको मत यो इलेक्सन फोकल पर्सन भनेर छ, इलेक्सन फोकल अफिसर चाहिँ तालिम दिएर अहिले आफ्नो जिल्लामा पठाएको छ। त्यो जिल्लाले चाहिँ गाउँ नगरका नगरमा एक एकजना फोकल अफिसर बनाएर उसले चाहिँ त्यो वडा लेभलको एउटा कमिटी बनाएर
1: संयन्त्र चाहिँ त्यसरी बनाएको छ जुन चाहिँ गाउँ घरसम्म घर दैलोसम्म पुग्ने गरी संयन्त्र बनाएको,
0: त्यसपछि एउटा समिति हुन्छ त्यो वडा लेभलमा, त्यो समिति तिनजनाको चारजनाको समिति किन नहोस्, त्यो वडाले भनौँ कोही चाहिँ मतदाता शिक्षालाई घर घर दैलो गर्ने हो, को को जाने हो र दलहरूले उम्मेद्वारहरूले कसरी सहयोग गर्ने हो भन्ने विषय चाहिँ पनि राखेर त्यो काम चाहिँ हुन गइरहेको भन्ने कुरा मैले जानकारी प्राप्त गरेको छु। यसमा चाहिँ मतदाताहरू र यसका सरकारवालाहरू सम्पूर्णले चाहिँ विचार गर्नुपर्ने अवस्था छ।
1: हजुर, हामी कुराकानीकै क्रममा छौँ, हामीसँग एकजना सहभागी टेलिफोनमा आउनु भएको छ, उहाँको कल लिउँ, त्यस पछाडि हामी थप कुराकानी गर्छौँ। सुशील बोगटी हुनुहुन्छ रूपन्देहीबाट। सुशीलजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ। हेलो सुशीलजी, सुशील बोगटी टेलिफोनमा आउनुभएको थियो, उहाँसँग सम्पर्क हुन सकेन। हामी कार्यक्रममा एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि हामी हाम्रो कुराकानीलाई निरन्तरता दिनेछौँ।
2: तपाईँ अहिले एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाई अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
1: हजुर, तपाईँ कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा हामी हरेक मंगलबार र शुक्रबार निर्वाचनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै आइरहेका छौँ। आज चाहिँ हामी मतदाता शिक्षाको बारेमा कुराकानी गरिरहेका छौँ। मतदाता शिक्षाको महत्व के छ, कसरी प्रभावकारी मतदाता शिक्षा कार्यक्रम बनाउन सकिन्छ, कार्यान्वयन गर्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल गर्दैछौँ। हामीसँग डाक्टर नीलकण्ठ उप्रेती हुनुहुन्छ, पूर्व निर्वाचन आयुक्त। नीलकण्ठ सर, यहाँसँग हामी कुराकानी गरिरहेका छौँ। जस्तो यो जुन मतदाता शिक्षाको कुरा गरिरहँदाखेरि चाहिँ अघि यहाँले भन्नुभयो विद्यालय शिक्षाको कुरा पनि गर्नुभयो होइन, तर जस्तो अब यो सरस्वती हेर्दाखेरि चाहिँ यो जब निर्वाचन आउँछ त्यतिखेर मात्रै अलि बढी चासो भएको, अलि बढी तातेको निर्वाचन शिक्षाका लागि विभिन्न चाहिँ सामग्री उत्पादनदेखि लिएर त्यसको चाहिँ अब प्रचार प्रसारदेखि लिएर घर दैलो कार्यक्रम चाहिँ अलि बढी यो चुनाव आउने बेलामा बढी केन्द्रित भएको हाम्रो चाहिँ त्यो खालको चलन छ। यसले गर्दाखेरि
0: अलिक कम सुनिय छ
1: है, सुन्नु भएको छ अहिले, सुनिरहनु भएको छ?
0: अलिक कम सुने, अलिक पातलो सुने। त्यो तपाईँले तपाईँको प्रश्नलाई मैले चाहिँ रिपिट गर्न चाहन्छु। मतदाता शिक्षा महत्वपूर्ण विषय हो। मतदाताले जानकारी प्राप्त नगरे भने निर्वाचन खास गरेर जस्तो सोचेको त्यस्तो निर्वाचन हुँदैन। त्यसकारण मतदाता शिक्षाको विषयमा जहिले पनि हामी निर्वाचनको एकदम नजिक आइसकेपछि मात्रै तात्छौँ भन्ने तपाईँले प्रश्न गर्नुभएको जस्तो लाग्यो।
1: मैले चाहिँ त्यस्तो देखिन्छ
0: प्रायःको भने त्यो वास्तवमा एउटा नेपाली उखान छ, तर मैले भन्न चाहिँ त्यो हामी गाउँमा उखान गर्छौँ नि, राति भएपछि ताती भन्ने भन्छ नि, तपाईँलाई सम्झना होला, बुवा आमा अथवा गाउँले भनेको त्यो कुरा चाहिँ मैले चाहिँ रिपिट गरिनँ त्यो शब्दलाई चाहिँ, तर पनि तात्ने चाहिँ त्यति बेलै रहेछ जति बेला चाहिँ रात पर्दो रहेछ। यहाँ चाहिँ अहिले निर्वाचनको बिहानी हुन थालेको छ, बिहानी भएपछि चाहिँ बल्ल चाहिँ हामी सबै तात्ने क्रममा हुन्छौँ। त्यसो किन त्यसो भएको भन्दाखेरि चाहिँ हामीहरूले आवधिक निर्वाचन, पहिला आवधिक निर्वाचन ग्यारेन्टी गरेका छैनौँ, म त्यहाँ पुग्न चाहन्छु। आवधिक निर्वाचन कानूनले ग्यारेन्टी गरेको छ, तर हामी सरकारमा बस्नेहरूले हामीहरूले चाहिँ त्यसलाई चाहिँ म्यानिपुलेसन गर्न खोजिरहेका छौँ। कहिले समयमा निर्वाचनको मिति घोषणा गर्न पनि छटपटाउने, कहिले काहीँ नगरिदिने, अनि कयौँ समयसम्म निर्वाचन नहुने हाम्रा विगतका तपाईँ हामीहरूले सुनेको देखेको भोगेको कुराहरू छ। त्यसमा चाहिँ अहिले पनि यो मुक्सिर 4 गते हुने निर्वाचनमा पनि निर्वाचनको मिति तोक्नलाई चाहिँ अनकान भएको अवस्था पनि थियो, र बीचमा पनि अनेक कुराहरू हामी सुन्छौँ नि त, नेपालमा यो खालको कुरा नभएको होइन, पहिला पनि हुने गर्थ्यो, कयौँ निर्वाचनहरूमा त्यस्तो हुन्छ। त्यसकारणले हामी आवधि निर्वाचनको ग्यारेन्टी पनि गरौँ, र कसले के गर्नुपर्छ र के गर्ने हो भन्ने कुरा ग्यारेन्टी पनि गरौँ, र निर्वाचनको सन्दर्भमा चाहिँ सम्पूर्ण यसका सरकारवालाहरू हुन् त, उमेर नपुगेका पनि सरकारवाला हुन्, तर उमेर पुगेका मतदाता हुन योग्य भएका नेपाली नागरिकले सबैले मतदान गर्न पाउने र मत ठिकसँग सहजसँग गर्न पाउने स्थिति सिर्जना गर्नको लागि हामी होमवर्क गर्दै गर्दैनौँ, योजनाबद्ध रूपमा काम गर्दैनौँ। निर्वाचन आयोगले पनि कहिले चुनाव हुन्थ्यो भनेर चाहिँ पुरेर बस्नुपर्ने हुन्छ, उसलाई थाहा छैन पाँच वर्षमा निर्वाचन हुनुपर्छ, तर उसले योजनाबद्ध रूपमा काम गर्न पनि पाँच वर्षको कार्यकालमा उसले चाहिँ प्रशस्त मात्रामा सुधारका कुराहरू, रिफर्म्सका कुराहरू गर्न सक्थ्यो, त्यो गर्न पनि नपाउने स्थिति सिर्जना भएको हामीले देखिरहेका छौँ। त्यस कारणले यसतर्फ पनि संसद, प्रतिनिधि सभा, प्रदेश सभा, हामी सबै नेपाली निर्वाचन आयोग त अवश्य हुने हो, हामीहरूले विचार गर्नुपर्ने आवश्यक छ।
1: हामीसँग तेजबहादुर बोगटी हुनुहुन्छ, डुटीबाट उहाँले कल गर्नु भएको छ। तेजबहादुरजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
3: हजुर नमस्कार।
1: हजुर, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् हामीसँग आज अतिथि डाक्टर नीलकण्ठ उप्रेति।
3: अतिथिजीले भनि नै सक्नुभयो, समय जतिखेर चुनाव आउँछ त्यतिखेर मात्रै गर्छौँ, तर मलाई लाग्छ एक चुनावबाट अर्को चुनाव आउनुभन्दा बिचको समयमा पनि मतदाता शिक्षाहरू दिने अनि त्यसै गरी नमुना मतदान गराउने गरिदिएको खण्डमा जनताहरू सूचित अलि जानकारी पाउँथे। नम्बर एक, दोस्रो अपाङ्गता भएको व्यक्ति म आफू स्वयं पनि भएकोले हामी दृष्टिबिनहरूले आफ्नो हातले आफै मतदान गर्ने परिस्थिति कहिले आउँछ सर, अनि अर्को गाउँमा सहयोगी राखेर मतदान गर्दा एकजना भन्छ मलाई लग, अर्कोले भन्छ मलाई लग, अनि त्यो पार्टीको तानातान हो नि। त्यो बेला हामी अपाङ्गता भएका व्यक्तिहरू बोल्न सबैले सक्दैन, अनि त्यतिखेर निषेध हुन सक्ने अथवा एउटा पार्टी भन्छ मेरो, अर्को भन्छ अर्को, तानातान त्यो परिस्थितिमा पनि परिने अवस्था आएको छ। अनि अनि दोस्रो, एकजना व्यक्तिले कतिजनाको भोटसम्म हाल्न पाउँछ सहयोगी भनेर, जस्तो गाउँमा यसो बुझ्दाखेरि हामी अपाङ्गता भएको व्यक्तिको मात्र नभएर अलिक बुढो मान्छे छ, उसले आँखा देख्छ, तर उनको छोराछोरीहरू अथवा उनको पार्टीको मान्छेले यो त हाम्रो हो भनेर अलि मैले देख्न सक्दिनँ, अलमल हुन्छु भन्नु होला र हामी भोट दिउँला भनेर छ सातजनाको भोट पनि एउटैले हालेको पनि उदाहरणहरू भेटिन्छन्। त्यसको अन्त्यमा के गर्नु होला?
1: धन्यवाद, प्रश्नको लागि धन्यवाद। अरू दुईजना सहभागी हुनुहुन्छ, उहाँको पनि प्रश्न लिइहालौँ, उहाँले कल गर्नु भएको छ, त्यस पछाडि हामी कुराकानी गर्छौँ। तिलक अधिकारी हुनुहुन्छ चितवनबाट, तिलकजी नेपाल चौतारीमा स्वागत छ।
4: हजुर नमस्कार, यहाँ दुवैजनालाई मेरो
1: नमस्कार। तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
4: मेरो प्रश्न अतिथिजीलाई के छ भनेदेखि, अब हामी अब मतदान गर्ने समय त बिस्तारै बिस्तारै नजिक नजिक आउँदैछ, जुन त्यो मतदान गर्ने क्षेत्रमा भोलिन्टियर त राखिन्छ, अब त्यो पार्टीले राख्ने कि सम्बन्धित निकायले राख्ने कि आफ्नो मनोखुसीले बस्ने हो कि, त्यहाँ गएको स्थानीय चुनावमा पनि हामीले देख्यौँ कि त्यहाँ भद्रगोल देख्यौँ कि, अब त्यहाँ कसले तानेर लछ यसमा हाल भने छ, उसले तानेर लछ यसमा हाल भने छ, अब त्यहाँ जस्ता पनि मान्छे छिरेका छन्, अब त्यो सम्बन्धित निकायले पनि अलिकति गेटमा कडा गरिएको छैन, अब त्यहाँ कस्तो किसिमको भोलिन्टियरहरू कसले हटाउने हो, यसको बारेमा प्रश्न पारिदिनु।
1: प्रश्नको लागि धन्यवाद। हामीसँग अर्का एकजना सहभागी हुनुहुन्छ, राम पाण्डे हुनुहुन्छ लमजुङबाट। रामजी, कार्यक्रम नेपाल चौतारीमा स्वागत छ।
5: नमस्कार, यहाँहरू दुवैजनालाई स्वागत छ।
1: नमस्कार, तपाईँको प्रश्न विचार के छ राखिदिनुहोस् न।
5: हजुर, मेरो प्रश्न पनि मेरो प्रश्न राख्न चाहिँ मेरो प्रश्न चाहिँ एक्सप्लेन गरेछ, यो मतदान शिक्षा र यसको महत्वको विषयमा मलाई जानकारी गराइदिनुहोस् न।
1: हस्, धन्यवाद राम पाण्डेजी, हामी आज त्यसकै बारेमा कुराकानी गरिरहेका छौँ। उहाँले मतदाता शिक्षाको मतदाता शिक्षाको महत्वको बारेमा उहाँले कुरा गरिरहनु भएको छ, जुन विषयमा आज हामी छलफल गरिरहेका छौँ। नीलकण्ठ सर, तीनजनाले फोन गर्नुभएको छ, पालै पालो उहाँहरूको प्रश्नको जवाब चाहिँ यहाँले।
0: बोगटीजीको प्रश्न चाहिँ महत्वपूर्ण प्रश्न, सबै महत्वपूर्ण छन्, बोगटीजीको महत्वपूर्ण प्रश्न छ, यो चाहिँ किसिमको अलि फरक खालको र महत्वपूर्ण प्रश्न किन रह्यो भने, फरक किसिमले क्षमतावान भन्न पर्यो, एक एक किसिम हाम्रो सबैको जेनरली क्षमतावान भन्दा नि फरक किसिमको क्षमता भएका व्यक्तिहरूलाई चाहिँ मतदान गर्नको लागि कसैले हात नचल्ने, कसैको खुट्टा नचल्ने, कसैको आँखाले नदेख्ने, कसैले हिँड्न नसक्ने, यी सबैको लागि ध्यान दिएर अवश्य पनि उनीहरूले मतदान गर्नको लागि आफ्नो प्रतिनिधि लिएर जान पाउने, आफ्नो प्रतिनिधि आफैले रोजेर लान पाउने विधि चाहिँ बनाइएको छ, त्यही अनुसार चाहिँ उहाँहरूले गर्ने हो, र उहाँहरूले आफैले अब यसो गर्दा अहिलेसम्म पनि कोही पनि ल्याउन नपाएको भए निर्वाचन आयोगले मतदान केन्द्रमा खटाएका आफ्ना कर्मचारी मध्ये तपाईँले कुनलाई लान चाहनुहुन्छ तपाईँ भन्नुहोस् भनेर लिएर जान पाउने अवस्था छ। अब त्यो एउटा संवेदनशील कुरा के भयो भने आँखा नदेखेको कारणले मतदान गर्नलाई अर्को मान्छे लानुपर्ने, अर्को मान्छेले मैले भनेकै ठाउँमा मतदान गर्छ कि गर्दैन, त्यस कारणले मैले आफैले मतदान गर्न पाउने दिन कहिले आउँछ भन्ने उहाँले महत्वपूर्ण प्रश्न गर्नुभयो।
1: त्यसमै विद्युतीय मतदानको कुरा हामीले पटक पटक सुनिरहेका छौँ, विद्युतीय मतदानले बा त्यो समस्याको समाधान गर्थ्यो कि, हामी त्यो धेरै वर्षदेखि कुरा गरिरहेछौँ।
0: त्यस कारणले मैले के मात्र भनेको भने अब प्रविधिको प्रयोग गर्न सक्यो भने, प्रविधिको प्रयोग गरेर सबैले मतदान गर्ने व्यवस्था गर्न सक्यो भने हामीले यो आँखा नदेखिने हाम्रा मतदाताहरूले पनि हातले चाहिँ पढेर, हातले पढेर ब्रेल लिपिमा पढेर चाहिँ मतदान गर्न इलेक्ट्रोनिकली चाहिँ गर्न सक्ने अवस्था हामीले सिर्जना गर्न सक्छौँ र हुने गरेको छ संसारभरि। हामी त्यसको लागि योजनाबद्ध रूपमा काम गराउनुपर्छ जस्तो मलाई लाग्छ। त्यो पाँच वर्ष कार्यकालको कुरा पनि आएको छ त्यहाँ अहिले प्रश्नमा, निर्वाचन आयोगले पाँच वर्षको कार्यकालमा योजनाबद्ध रूपमा काम गर्न किन नसक्ने सक्नुपर्छ तर गर्ने पञ्चवर्षीय रणनीति योजना पनि नबनेको होइन। निर्वाचन आयोगको 2009 हामीले चाहिँ सुरु गऱ्यौँ अनि 13 अध्यावधि गऱ्यौँ, पछि फेरि 74 मलाई लाग्छ 17 अर्को आएको छ। त्यो बुकलेट आयो त्यो अनुसार चाहिँ हामी रिफर्म गर्न सक्यौँ कि सकेनौँ त्यसलाई चाहिँ रिभ्यू गर्न आवश्यक छ। त्यो चाहिँ पञ्चवर्षीय रणनीति योजना जुन चाहिँ समग्र मतदाता शिक्षादेखि लिएर अरू विधि विधानका कुराहरू र टेक्नोलोजीको प्रयोगको विषयमा पनि त्यहाँ उल्लेख नभएको होइन, गर्ने भन्ने हो, ती कुराहरू हुन सकेका छैनन्। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा छ। मैले यति मात्रै भने हाम्रो बोगरीजीको तिलकजीको भोलिन्टियर कसले खटाउने भन्ने हो, आफ्नो प्रतिनिधि मतदान केन्द्रमा बलले खटाउँछ त्यो चाहिँ भोलिन्टियर होइन। भोलिन्टियर जसले त्यो भित्र भोलिन्टियर गर्नको लागि कसले खटाउँछ, निर्वाचन आयोगको निर्वाचन मतदान अधिकृतले चाहिँ त्यहाँ भोलिन्टियर खटाउने हो। माग्न चाहिँ सक्छ स्थानीय त्यहाँ तत्काल स्थानीय सरकारका कुनै पनि प्रतिनिधिहरूलाई कर्मचारीलाई भोलिन्टियरको रूपमा प्रयोग गर्न सकिन्छ, प्राय सहयोगीहरूको रूपमा स्कुलको स्कुलमा सेन्टर छ भने त्यही विद्यालयको सहयोगी कुनै अफिसर शिक्षक वा सहयोगीले चाहिँ भोलिन्टियरको काम गर्न सक्छ, नपुग्यो भने अर्को विद्यालयबाट प्राप्त गर्न पनि सक्छ। यसरी चाहिँ भोलिन्टियरको त्यो चाहिँ मतदानको प्रक्रियालाई सहज पार्नको लागि र सबै लाइन लगाउनेदेखि लिएर अन्य कुराहरू गर्नलाई भोलिन्टियर खटाउने कुरा चाहिँ निर्वाचन आयोगको मतदान अधिकृत जुन खटेर गएको छ उसले गर्ने कुरा हो। र पाल्नेजीले चाहिँ शिक्षाको महत्वको विषयमा कुरा गर्नुभयो, हामी त त्यसैकै विषयमा कुरा गरिरहेका छौँ। हामी निरन्तर काम गर्नुपर्छ, 12 महिना काम गर्नुपर्छ भन्ने कुरा हामीले अघि पनि कुरा गरिसकेका छौँ यस
1: विषयमा। हजुर, अब यही ठ्याक्कै यहाँनिर एउटा प्रश्न चाहिँ अलिक एकचोटि फेरि म दोहोऱ्याउन चाहन्छु। यो जुन विद्युतीय मतदानको कुरा हामीले यो बिचमा गर्यौँ, प्रविधिको कुरा गर्यौँ, यो विद्युतीय मतदानको कुरा त हामीले धेरै वर्षदेखि अगाडिदेखि सुनिरहेको, तर यो गर्न सम्भव चाहिँ किन नभएको, यो मेरो मात्रै प्रश्न होइन, अरू सर्वसाधारणको प्रश्न पनि हो, यो सबैजनाको प्रश्न।
0: मलाई मनपर्ने प्रश्न पनि हो यो।
1: हजुर,
0: मैले हामीहरूले चाहिँ 2064 निर्वाचनमा विद्युतीय मतदान गर्ने प्रक्रिया सुरु गर्यौँ। छिमेकी राष्ट्रबाट, मित्र राष्ट्रबाट चाहिँ केही सहयोग लिएर त्यहीँको प्रविधि लिएर आएर म आफैले प्रयोगमा ल्याएर चाहिँ यहाँ प्रयोग गर्ने प्रक्रियामा हामी संलग्न रह्यौँ। केही कर्मचारीहरू तालिम दियौँ, 7 क्षेत्र हामीले चाहिँ त्यसलाई प्रयोग पनि गर्यौँ निर्वाचन क्षेत्रमा। यो सफलतापूर्वक प्रयोग भयो, त्यसको प्रशंसा पनि भयो। अनि त्यसपछि 64 पनि त्यसलाई चाहिँ हामीले कन्टिन्यू गऱ्यौँ। त्यसपछि चाहिँ यसलाई हामीले निरन्तर दिन सकेनौँ। यो समानुपातिक तर्फको निर्वाचनमा 16+ दलहरू उठ्ने, तर चाहिँ त्यो मिसिनले 16+ चाहिँ एक्सेप्ट नगर्ने भएको हुनाले चाहिँ हामीले त्योलाई निरन्तरता दुइटै सिस्टममा प्रयोग गर्न पनि सकेनौँ। त्यो परीक्षणको रूपमा प्रयोग भएको हो, तर मैले के भन्ने गर्छु भने अब हामी 64-70 कुरा गरेर बस्ने होइन, 74 कुरा पनि गर्ने होइन। आज हामी धेरै नै अगाडि बढिसकेका छौँ प्रविधि प्रयोगमा। बोलेर मिसिनले जवाफ दिन्छ, बोलेर चाहिँ तपाईँले मत खसाउन पनि सक्नुहुन्छ, बोलेरै फोन गर्न सक्नुहुन्छ, बोलेर घरैबाट फोन गरेर फोनबाट मतदान दिन सक्नुहुन्छ, जहाँ हुनुहुन्छ त्यहीँबाट पनि मतदान दिन सक्ने हुनुहुन्छ। यदि हामी साँच्चीकै प्रविधिलाई व्यवस्थित रूपमा प्रयोग गर्न सक्यौँ भने, त्यस कारणले हामीले गर्न नसक्ने कुरा होइन, आज चाहिँ गर्नु पर्यो, योजना हुनु पर्यो। अनि यसमा कसको महत्वपूर्ण रोल छ भन्दाखेरि चाहिँ तपाईँले सोच्नुभयो होला निर्वाचन आयोगको, निर्वाचन आयोगको त छँदैछ, जहिले पनि निर्वाचन व्यवस्थापन कार्यान्वयन गर्नको लागि निर्वाचन आयोगको रोल नहुने कुरा होइन, उनीहरूको भूमिका नै महत्वपूर्ण हो। तर यसका चाहिँ म स्टेक होल्डर, मुख्य स्टेक होल्डरको राजनीति दल
1: विश्वासै गरेर, राजनीति दललाई विश्वासै छैन यो विद्युतीय मतदानमा भन्ने खालको कुराहरू पनि सुनिन्छ।
0: राजनीति दललाई सहमतिमा ल्याउनको लागि चाहिँ हामीले पहिला पनि निकै कोसिस गरेर त्यतिसम्म गरेको हो। अहिले त हेरिहाल्नुभयो तपाईँले, उनीहरूको चाहिँ यो चार वर्ष कि पाँच वर्ष हुन्छ नि, के भन्छ त्यसलाई, महाधिवेशन, महाधिवेशन पनि डुवम राखेर भोट खसाउने चाहिँ व्यवस्था गर्नुभयो उहाँले, लाजस्पद खालको भयो मलाई चाहिँ पर्टिकुलरले, किनभने
1: खानेपानीको ट्याङ्कीमा भोट खसाल्ने व्यवस्था गरिएको
0: लाएर गर्नुभयो भन्नु त, आजको विद्यार्थीहरू, आजको शिक्षित व्यक्तिहरू, आजका चाहिँ युवाहरूले त्यसलाई देख्दाखेरि के भन्ला हामीलाई, हामीसँग नभएको त होइन नि, हाम्रो देशमै क्षमता छ त्यो, अमेरिकाको लागि, युरोपको लागि, अस्ट्रेलियाको लागि, विभिन्न देशको लागि यहाँ बसेर हामी कम्प्युटर चलाएर सफ्टवेयर डेभलप गरेर प्रोसेस गरेर सबैलाई सेवा दिन सकेका छौँ। हाम्रो एकजना, मैले एक्जाम्पल दिने गर्छु, एकजना बुढी आमा मोबाइल लिएर बस्नुहुन्छ, 90 वर्षको कुनै एउटा बुढी आमा, उनको नातिसँग पनातिसँग कुरा गर्न मन लाग्छ मिडल इस्टमा अथवा युकेमा अथवा अमेरिकामा, उनले चाहिँ पढेकै छैन, तर उनले त्यो पोजिसनल भ्यालु, त्यो किबोर्डको पोजिसनल भ्यालु उनलाई थाहा छ, यहाँ यहाँ यहाँ यहाँ दबायो भने मेरो छोराका नातिका फोन पुग्छ भनेर, त्यतिसम्म पनि हामी प्रविधि प्रयोग गर्नमा हिचकिचा छैनौँ भने हामी सबै लेखेका, पढेका, जानेका, बुझेकाहरू र एकदम युजर फ्रेन्डली प्रयोगकर्तालाई को लागि अत्यन्त सहज साथीको रूपमा चाहिँ राख्न सकिने खालको चाहिँ सफ्टवेयर डेभलप गरेर त्यही किसिमको मिसिन प्रयोग गरेर हामी मतदान गराउन सक्छौँ। र जुन यावत कुरा मतदान गर्नको लागि अहिले चाहिँ ढुवानी गर्नु परेको छ, प्रिन्ट गर्नु परेको छ, काउन्टिङ गर्नु परेको छ, यी सबै कुरा जुन झन्झट भइरहेछन् र गल्ती हुने सम्भावना बढी हुने भइरहेछ, ती सबैबाट चाहिँ मुक्त हुनको लागि हामी इलेक्ट्रोनिक भोटिङ मिसिन, इलेक्ट्रोनिक कल्ली चाहिँ भोट हाल्ने व्यवस्था चाहिँ हामी गर्नुपर्छ, गर्न सकिन्छ, त्यो योजनाबद्ध रूपमा गर्नुपर्ने हो। तर दलहरूले यसमा सहमतिमा आउनुपर्छ, उहाँहरूले चाहिँ सहमति नआएसम्म चाहिँ हामी जान सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ। र उहाँहरू सहमति हुनलाई दलमा पनि अहिले अब युवा पुस्ताहरूले चाहिँ यसलाई लिड गर्नुपर्छ र उहाँहरूले यसलाई विश्वासको रूपमा उहाँहरूलाई सबैलाई चाहिँ चित्त बुझ्ने किसिमले चाहिँ उहाँहरूले शिक्षा दिनुपर्ने हुन्छ आफ्नो गार्जियनहरूलाई, अब हाम्रो सिनियर लिडर्सहरूलाई।
1: हजुर, अब जस्तै अब हामी मतदाता शिक्षाका कुरा गरिरहेछौँ, अब यो मतदाता शिक्षालाई चाहिँ एकदमै प्रभावकारी बनाउनको लागि राजनीतिक दल, निर्वाचन आयोग बाहेक चाहिँ अरू कसको भूमिका कस्तो हुनुपर्छ, कसरी काम गर्नुपर्छ? अब समय पनि कम छ, 33 दिन
0: अरूको भूमिका, तपाईँको भूमिका, मेरो भूमिका त सही छ, खास गरेर मिडिया, यसमा मैले भन्दा मिडियाहरू जति खालका मिडियाहरू हामीसँग छन्, प्रिन्ट मिडिया भन्दा पनि आज चाहिँ तपाईँले अहिले प्रयोग गर्नुभएको मिडिया,
1: सामाजिक सञ्जालको कुरा पनि छ,
0: सामाजिक सञ्जाल, यिनीहरूमा चाहिँ हामी अत्यन्त सजगताका साथ, किनभने गलत मेसेज गइसकेपछि हात्तीको दाँत जस्तो हुन्छ। शिक्षामा चाहिँ जहिले पनि हामी विचार गर्नुपर्ने कुरा शब्दको प्रयोग, छान्ने, के बोल्ने, के दिने, के कसरी पठाउने, एकचोटि गइसकेपछि चाहिँ त्यसलाई फेरि अर्कोले काट्नलाई गाह्रो हुन्छ, त्यो मान्छेले सुनिरहन्छ भन्ने होइन, त्यस कारणले निरन्तर चाहिँ त्यही खालको मेसेज चाहिँ बरु जाओस्, धेरैचोटि जाओस्, र हामी सबै सिभिल सोसाइटी, खास गरेर भन्दा मिडियाहरू र अनि चाहिँ सिभिल सोसाइटीमा अन्य शिक्षा दिने संस्थाहरूले चाहिँ यसमा सहभागी भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ।
1: यो मिस इन्फर्मेसन, डिसइन्फर्मेसनको कुराहरू पनि छ, यो कुप्रचार, दुष्प्रचार, हेट स्पिचका कुराहरू पनि चाहिँ यही बेलामा सुनिन्छ।
0: अब यो चाहिँ एउटा यो परम्परा बनेको छ, यदि इलेक्ट्रोनिक सिस्टममा प्रयोग नभइदिएको भए त्यहाँ बोलेपछि सकिन्थ्यो, रेकर्ड पनि हुन्थ्यो, हुन्थेन, तपाईँ पुग्नुभएको भए रेकर्ड हुन्थ्यो होला, तर अहिले त रेकर्ड हुने व्यवस्था पनि छ, अहिले जहाँ पनि जसले पनि फोटो खिचेर पठाउने अवस्था पनि छ, र त्यस कारणले यो यो यसलाई कम गर्नको लागि हेट स्पिच गर्नुहुन्न, कसैको चरित्र हत्या गर्नुहुन्न, निर्वाचनमा चाहिँ कसले कसलाई के भन्न मिल्छ र के भन्दा बढी भन्न मिल्दैन भन्ने विषयमा चाहिँ सिकाइरहनु पर्ने विषय त होइन, तर उहाँहरूले त्यसमा आनन्द लिनुहुन्छ भने चाहिँ त्यसको लागि चाहिँ खास गरेर हामी सबै समाजमा काम गर्ने, सकारात्मक रूपमा यसलाई बुझ्नेहरू र अनि निर्वाचन आयोगले यसलाई यो सोसल मिडियालाई प्रयोग गरेर यसो नगर्नुहोस् र यस यो प्रक्रियाबाट गर्नुपर्छ भन्ने कुरा चाहिँ इन्फर्मेसन निरन्तर चाहिँ गइरहोस् सोसल मिडियामा बुझ्ने भाषामा सबैले चाहिँ पढ्न सक्ने भाषामा र त्यसले गर्दा त्यताप्रतिको चाहिँ जुन विकृति